0: अनि त्यस पछाडि हामी यो मतदाता शिक्षाको कुरा गर्दाखेरि अब यो मुख्य गरी चाहिँ यो मतपत्रको कुरामा पनि अलिक बढी फोकस हुनुपर्ने स्थानीय तहको निर्वाचनले पनि देखाएको छ. त्यो कुरालाई चाहिँ अलिक त्यसबाट सिकेर अब के गर्नु पर्ला?
1: खास गरेर मैले मतपत्रको कुरा के छ भने यसपटकको मतपत्र पहिला स्थानीय तहको भन्दा अलि सहज छ. त्यसलाई चाहिँ त्यति धेरै चिन्तित हुनु त पर्दैन. तर पनि कति दल उठेका छन्, कति उम्मेद्वार उठेका छन्, कसको चिन्ह के हो, त्यो कुरा चाहिँ उम्मेद्वारले आफ्नै किसिमले पनि भन्दै जाने चलन छ. एउटा कुरा मैले भनिहाल्छु अनन्तजी, के छ भने हामी निर्वाचन आयोगको तर्फबाट ओडाबाट घर घर भन्दै भन्दै गइरहेको अवस्थामा आज चाहिँ निर्वाचन आयोग गएर एउटा कुरा सिकाउँदै गयो, बताउँदै गयो, अनि भोलिपल्ट चाहिँ अर्को एकजना उम्मेद्वार ए भाउजू मलाई त एउटा भोट चाहिँ त्यसमा हालिदिनु होला है, फलानुमा हालिदिनु होला भनेर चाहिँ उसले भन्दै भन्दै भन्दै जान्छ. अनि भाउजूले दिदीले अथवा बहिनीले अथवा आमाले के बुझ्नुहुन्छ भने एउटा भोट दिनुपर्ने छ, फलानाकोमा हाल्नुपर्ने छ भने चाहिँ अरू हाल्ने चाहिँ बन्द गर्ने अथवा त्यस्तो खालको त्रुटिपूर्ण काम पनि भएको छ. त्यस कारणले दलहरूले पनि शिक्षा दिँदाखेरि, उम्मेद्वारले पनि शिक्षा दिँदाखेरि, एउटा भोट मलाई दिँदाखेरि चाहिँ अरू कस कसलाई दिनुपर्ने हो, धेरै भोट दिनुपर्ने पनि छ कि, अथवा एउटा भन्दा बढी मतदान दिनुपर्ने त चारवटा मतपत्र छ, अहिले चारवटा मतपत्रमा चारवटा छाप लगाउनुपर्छ भिन्न भिन्दै ठाउँमा, अथवा फरक फरक दललाई र उम्मेद्वारलाई, अनि कस कसलाई कहाँ दिने हो, कसरी दिने हो भन्ने कुरा चाहिँ उम्मेद्वार भन्दा पनि हाम्रा मतदाताले त्यो दिनमा म कहिले कति बेला जाने, के लिएर जाने, कसलाई मत खसाउने, कस्तो खालको व्यक्तिलाई मैले मत दिनुपर्छ, त्यसको चिन्ह के हो, ढुक्क भएर अनि घरमा परिवारका सबै सदस्य चाहिँ मतदान केन्द्रमा जानुपर्छ. तर मतदान दिन मतदान योग्य व्यक्तिहरू तर तिनीहरूलाई कसरी व्यवस्थित गर्ने, त्यो त घरको परिवारहरूले सल्लाह गरेर गर्दै जानुपर्ने, र एक दुई दिन पहिल्यै चाहिँ सबै आइडी कार्ड परिचय पत्र पनि तयार गरेर राख्नुपर्ने, यस्तो महत्वपूर्ण यज्ञ हो नि, यो ठुलो यज्ञ हो, लोकतान्त्रिक यज्ञ, यसमा चाहिँ सबैले त्यसरी विचार गर्नु पर्यो. मतदाताले विचार गरेन भने हामी सुधार गर्न सक्दैनौँ.
0: नेपाल चौतारीमा आज हामीले मतदाता शिक्षाको महत्वको बारेमा छलफल गर्यौं. नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर आफ्ना अमूल्य विचार राखिदिनु भएकोमा निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर नीलकण्ठ उपेतीज्यू यहाँलाई धेरै धेरै धन्यवाद.
1: यहाँलाई धन्यवाद छ अनन्तजी र सम्पूर्ण हाम्रा श्रोता दर्शक र सम्पूर्ण सुन्ने साथीहरू, नेपाली नागरिक सम्पूर्ण मतदाताहरूलाई मुक्सी 4 गतेको निर्वाचनलाई सम्झेर सबै कुरा विचार गरेर बुझेर यो लोकतन्त्रलाई संस्थागत गर्ने र अनि विकास गर्नमा चाहिँ आफ्नो सहभागिता जनाउनुहुनेछ भन्ने मलाई विश्वास छ.
0: हस्, कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने साथै आफ्ना प्रश्न राख्नुहुने तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद. नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार बिहान ठिक 8 बजे अर्को महत्वपूर्ण विषयका साथ पुनः आउने नै छौ. तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु. हस्त, नमस्ते. तपाईँको दिन शुभ रहोस्.

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषयमा छलफल गर्दै आइरहेका छौं, विशेष गरी निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्दै आइरहेका छौं। आजको नेपाल चौतारीमा हामी अपाङ्ग मैत्री वा पहुँचयोग्य मतदानका बारेमा केन्द्रित भएर छलफल गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी निर्वाचनसँग सम्बन्धित रहेर छलफल गरिरहेका छौँ, मैले अघि पनि उद्घोष गरिसके। आजको विषयमा छलफल गर्न मसँग अभियन्ता तथा अपाङ्गताका सवालमा आवाज उठाइरहनु भएको अधिकार कर्मी हुनुहुन्छ सीता बोहरा। सीताजी, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
3: धन्यवाद अनन्तजी, नमस्कार तपाईँ लगायत सम्पूर्ण श्रोतामा।
1: आराम हुनुहुन्छ?
3: सर्वप्रथम त मलाई अलिकति भन्नु मन लागिहाल्यो होइन, यो कार्यक्रम निर्वाचन आउँदै गर्दा हामीले अपाङ्गता मैत्री मतदान केन्द्रको कुरा गर्दै गर्दा तपाईँले यो कार्यक्रमलाई चाहिँ अपाङ्गता मैत्री बनाउनु भएकोमा सांस्कृतिक भाषाको दोभाषी राखेर हाम्रो सबै बहिरा साथीहरूले पनि यो बुझ्न सक्ने बनाउनु भएकोमा एकदमै धेरै धन्यवाद दिन्छु म एन्टेना फाउन्डेसन, विशेष गरी अनन्तजीलाई।
1: हामीसँग आज कार्यक्रममा अब यहाँले भनि नै सक्नुभयो, हामीसँग आजको कार्यक्रममा चाहिँ सांकेतिक भाषा मा चाहिँ दोभाषी हुनुहुन्छ स्मृति योगी, उहाँ पनि हामीसँगै हुनुहुन्छ। सीताजी, मैले यहाँलाई अब आज कार्यक्रममा चाहिँ म फर्स्टमा चाहिँ यहाँलाई के सोध्छु भने कि अब यो 5 दिन बाँकी छ हाम्रो यो प्रदेश सभा प्रतिनिधि सभा निर्वाचन आउनलाई, एज अ मतदाताको हिसाबले चाहिँ तपाईँले अहिलेको यो मतदानलाई चाहिँ कसरी हेरिरहनु भएको छ, कस्तो छ तयारी?
3: अब एउटा सामान्य मतदाताको हिसाबले हेर्दाखेरि अब म एकदमै आफू पनि उत्साहित छु होइन, अब पहिला भन्दा अहिले मतदान गर्ने अथवा मतदानप्रति चाहिँ युवा पुस्ता अलि एकदमै भनौँ न अझै जागरुक भएर अझै सचेत भएर आएको मैले पाएको छु पहिला जस्तो। अहिले अब हेऱ्यौँ भने नेताको पछाडि भन्दा पनि विचारको पछाडि पनि हुँदा रहेछन् है व्यक्तिहरू भनेर चाहिँ अहिले युवा पुस्ताले एउटा एक किसिमको देखाउनु भएको छ, त्यसले गर्दाखेरि म पनि उत्साहित छु। र एकदम आम मतदाताको हिसाबले मैले भन्नुपर्दा अब जम्मा 5 दिन छ, त्यसमा हामीले अब अहिलेसम्म जे देख्यौँ त्यो कुरालाई गल्ती नदोहोऱ्याउने गरी मैले पनि एउटा भनौँ नयाँ विचारधारा बोकेको अथवा एउटा सिद्धान्त विचार राम्रो बोकेको व्यक्तिलाई चाहिँ मतदान गर्ने र त्यस्तो पार्टीलाई मतदान गर्ने तयारीमा छु।
1: हजुर, अब हामी आज अलिकति विषयवस्तु चाहिँ हाम्रो आज अलिकति अपाङ्गता मैत्री मतदानका बारेमा छ होइन, अब त्यसका बारेमा हामी कुराकानी गरिरहेका छौँ आज। तर त्योभन्दा अगाडि चाहिँ जस्तो अब यहाँले हेर्नु पनि भयो होला, जस्तो विभिन्न पार्टीले विभिन्न राजनीतिक दलका विभिन्न राजनीतिक दलले र विभिन्न व्यक्तिहरूले पनि, किनभने स्वतन्त्र भनेर पनि केही व्यक्तिहरू आउनु भएको छ भनेपछि उहाँहरू सबैजनाको घोषणापत्र पनि आयो, धेरैको आयो घोषणापत्र, सबैको आयो, कतिको पढ्न पाउनुभयो पाउनु भएन। उहाँको घोषणापत्रमा चाहिँ जस्तो यो अपाङ्गतासँग सम्बन्धित मुद्दाहरूलाई कति प्राथमिकता दिएको, कसरी राखिएको पाउनुभएको छ, अलिकति त्यो घोषणापत्रको बारेमा कुरा गरौँ, त्यसपछि हामी थप कुरा गर्छौँ।
3: पहिले भन्दा मलाई चाहिँ अहिले अलिकति यो सकारात्मक रूपले हेर्दाखेरि पहिला भन्दा पार्टीको घोषणा पत्रमा पनि अपाङ्गताको मुद्दा आउन थालेका छन् होइन. अब कति संवेदनशील भन्ने कुरा अर्को हो होइन. पार्टीका नेताहरूले यसलाई यो विषयलाई अपाङ्गताको विषयलाई कति संवेदनशील भएर लिएका छन् भन्ने विषय चाहिँ अर्को हो. तर चाहिँ जे होस् पार्टीले होइन अहिले चाहिँ मैले पढेको सबै घोषणा पत्रहरूमा चाहिँ अपाङ्गताको सवाल समेटेको मैले पाउँछु होइन. कहीँ कतै कुनै माध्यमबाट त्यो विषयवस्तु चाहिँ आएको छ. अर्को कुरा चाहिँ अब पहिला भन्दा अब यो स्वतन्त्र उम्मेद्वारहरूको नि घोषणा पत्र हेऱ्यो भने चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई छुटाउनु भएको छैन. मैले सबै त सबैको त हेर्न पाएको छैन. तथापि केही घोषणा पत्रहरू हेरेकोमा चाहिँ अपाङ्गता भएका व्यक्ति पछाडि परेको वर्ग होइन जुन चाहिँ राज्यको मूलधारमा आउन सक्नु भएको छैन नीति निर्माण तहमा पहुँच छैन त्यस्ता व्यक्तिहरूलाई चाहिँ सम्बोधन गरिएको पाइन्छ. यो चाहिँ एकदमै मैले सकारात्मक रूपमा लिएको छु.
1: जस परिवर्तन केही न केही देखिन्छ.
3: परिवर्तन केही न केही भएको छ. अब यो अब हुन त होइन विकास परिवर्तन भन्ने बिस्तारै हुने कुरा हो. अब एकदमै ऱ्यापिडली हुनको लागि त्यही किसिमको होइन फोर्स पनि जरुरी छ. त्यही किसिमको होइन सचेतना त्यही किसिमको हरेक कुराहरू जरुरी छ. अब त्यो चाहिँ हामी पनि बिस्तारै सुस्त गतिमा भएको हुनाले परिवर्तन हुँदैछ भन्ने मलाई लाग्छ.
1: अब जस्तो अब हामी यो मतदान निर्वाचन आउन पाँच दिन बाँकी रहँदै गर्दाखेरि आज हामी यो छलफल गरिरहेका छौँ कि अपाङ्ग मैत्री मतदान केन्द्रका बारेमा कुराकानी गरिरहेका छौँ. यसलाई चाहिँ अब फरक तरिकाले भन्नुपर्दाखेरि जस्तो अब यसलाई अपाङ्गता भएका व्यक्तिहरूको लागि मात्रै नभएर अन्य असहजता हुने व्यक्तिहरूको लागि पनि भनौँ न यसलाई चाहिँ पहुँचयोग्य मतदानका कुरा गर्छौँ अथवा सम्मानजनक मतदानका कुरा गर्छौँ. यो पहुँचयोग्य मतदान अथवा सम्मानजनक मतदान भन्नाले चाहिँ के बुझिन्छ? अलिकति यो कहिलेकाहीँ चाहिँ यस्ता शब्दहरू प्रयोग भइरहेको हुन्छ तर खासै बुझिरहेको हुँदैन. यो दुईवटा शब्दको अर्थ उस्तै हो कि अथवा यसलाई कसरी बुझ्ने?
3: यो चाहिँ एकदमै राम्रो प्रश्न उठाउनु भयो अनन्तजीले. यो कस्तो भने अब निर्वाचनलाई चाहिँ पहुँच योग्य बनाउनु भनेको सबैको पहुँच होइन सबैको चाहिँ मतदान सम्मानजनक रूपले खसाल्नु भन्ने पनि हो होइन. जस्तो पहुँच योग्य सबैका लागि पहुँच भन्नाले अब हामीले अपाङ्गता मैत्री भनेर मात्रै नभन्दा सबै पहुँच योग्य मतदान भन्छु मैले चाहिँ होइन. पहुँच योग्यमा के पर्छ भने सबै किसिमका व्यक्तिहरू यो अपाङ्गता मैत्री मतदान केन्द्रको अवधारणा भनेको सबै मैत्री हो होइन. अब यसमा चाहिँ के भनेछ भने अब अपाङ्गता भएको व्यक्तिहरूको ऊबाट प्रस्पेक्टिभबाट कुरा गर्ने भने चाहिँ अब अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ सजिलैसँग व्हिलचेयर पनि लैजान मिल्ने होइन. त्यहाँ चाहिँ एकदमै अग्लो होचो खुट्किलोहरू नभएको अलिकति फराकिलो द्वारहरू भएको होइन त्यो कुराहरू राख्दै गर्दाखेरि चाहिँ यो अन्य व्यक्तिहरूलाई पनि जस्तो अशक्त बिरामी होइन अलिकति कम कद भएका ज्येष्ठ नागरिकहरू मैत्री हुने देखिन्छ होइन. त्यसैले यो चाहिँ कस्तो छ भने सबै मैत्री यो निर्वाचन होइन सबै मैत्री भौतिक संरचना सबै मैत्री व्यवहारले गर्दाखेरि यदि भयो भने चाहिँ अपाङ्गता मैत्री मात्रै भनिरहनु पर्दैन. र यो भयो भने चाहिँ सम्मानजनक मत आफै यो प्राप्त हुन्छ. व्यक्तिले चाहिँ सम्मानजनक रूपमा चाहिँ मतदान गर्न पाउने अधिकार चाहिँ त्यतिकै प्राप्त हुन्छ जस्तो मलाई लाग्छ. त्यसमा चाहिँ अलिकति मनोवृत्तिको कुरा पनि छ होइन. व्यक्तिको मनोवृत्ति संरचना मात्रै भएर पनि भएन. त्यहाँ खटिने कर्मचारी प्रहरीहरूको मनोवृत्ति हामीले गत स्थानीय निर्वाचनमा हेऱ्यौँ भने धेरै त्यस्ता कुराहरू आयो कि व्यक्तिको मनोवृत्तिको कारणले गर्दा अपाङ्गता भएका व्यक्ति अथवा चाहिँ बिरामी होइन ज्येष्ठ नागरिकले चाहिँ सहज रूपमा मतदान गर्न पाएनन् भन्ने कुरा आएको हुनाले चाहिँ यो व्यक्तिको होइन कर्मचारीको होइन पुलिस प्रशासन होइन त्यहाँ जो खटिनुहुन्छ होइन न्यायाधीश प्रहरीहरू उहाँहरूको चाहिँ मनोवृत्तिको कुरा पनि यस सँगसँगै जोडेर आउँछ. सम्मानजनक मतदान सँगसँगै जोडेर आउँछ जस्तो मलाई लाग्छ.
1: जस्तो यहाँले भन्नुभएको जस्तो चाहिँ जो व्यक्ति जस्तो छ उसैको सहजतामा चाहिँ उसले आफ्नो मताधिकार प्रयोग गर्न पाउँछ भने त्यसलाई चाहिँ हामीले सम्मानजनक मतदान
3: एकदमै एकदमै तपाईँले एकदमै राम्रो सेन्टेन्समा पुरा गरिदिनु भयो होइन. जो जस्तो व्यक्तिको आवश्यकता जे छ होइन जस्तो अवस्थामा हुनुहुन्छ, उहाँले चाहिँ त्यसरी नै आफ्नो मताधिकार चाहिँ सरल रूपमा सहज रूपमा त्यो पहुँच हुनु पर्यो। जस्तै अपाङ्गता भएको व्यक्ति पनि अब धेरै थरीको हुनुहुन्छ नि त, होइन धेरै, अब राज्यले नै 10 थरीकोमा वर्गीकरण गरेको छ, त्यसमा आफ्नो आफ्नो छुट्टै छुट्टै समस्याहरू छन्। अब हामीले त्यो दृष्टिविहीनको कुरा गर्ने हो भने होइन, दृष्टिविहीनता भएको अथवा पूर्ण दृष्टिविहीन व्यक्तिहरूले चाहिँ यो मतदान गर्दाखेरि होइन अब सहयोगीको सहयोगी लिएर गर्न पाउने, अनि त्यसपछि अथवा चाहिँ उहाँले भनेको व्यक्ति अथवा चाहिँ निर्वाचन अधिकृतलाई भन्नुभयो भने उहाँले मतदान चाहिँ एकदमै उहाँलाई विश्वासिलो तवरले होइन भन्नाले ढुक्क भएर चाहिँ आफ्नो मत यसलाई म खसाल्छु भन्न पाउने त्यस्तो किसिमको अधिकार। त्यसै गरी अब अन्य व्यक्तिहरू हुनुहुन्छ होइन, बौद्धिक अपाङ्गता भएको व्यक्ति होइन, त्यसै गरी अन्य एकदमै शारीरिक रूपमा कष्ट हुने व्यक्तिहरू जसले चाहिँ जस्तो दुवै हात नभएको दुवै खुट्टा नभएको पनि हामीसँग त्यस्तो अपाङ्गता भएको व्यक्तिहरूको पनि मताधिकार सुरक्षित हुनु पर्यो होइन, त्यसरी उहाँहरूले चाहिँ सहज रूपमा पाउनु भयो भने त्यो आफैमा पनि अघि हजुरले भने जस्तै अब सबैका लागि चाहिँ जस्तो अवस्थामा हुनुहुन्छ त्यसरी नै त्यस्तै अवस्थामा सुविधा सम्पन्न रूपमा चाहिँ मतदान गर्नु पाउनु भयो भने त्यो हुन्छ। मलाई चाहिँ अलिकति यहाँ जोड्न मन लागेको यो अघि हामीले घोषणा पत्रको पनि कुरा गऱ्यौँ, तयारीको कुरा गर्दाखेरि अब घर दैलो कार्यक्रममा चाहिँ अहिले पनि अब घर दैलो भइरहेछ होइन, त्यो हुँदै गर्दाखेरि अब अहिले पनि अब होइन व्यक्तिहरू चाहिँ नेताहरू भनौँ न हाम्रो चाहिँ लिडरसिप गर्छु भनेर आउनु भएको होइन, कानुन बनाउँछु भनेर आउनु भएको व्यक्तिहरूले चाहिँ अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ भने उहाँसँग नगएर उहाँको परिवार एकजनालाई भनेपछि सबै भोट मतिर आउँछ, अथवा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई विशेष गरी कुनै कसैले चाहिँ मलाई भेट्नुभयो भन्नुभएको छ यसो हामीले अनौपचारिक कुरा गर्दा, नत्र होइन मेरो घरमा एकजनालाई भेट्नु भयो मलाई भन्न त जरुरी नै ठान्दैनन् नेताहरू भनेर पनि अझै गुनासो गर्नुहुन्छ। उहाँहरूले अझैसम्म मतपत्र चाहिँ आएर कसैले सिकाएको उहाँहरूलाई थाहा छैन होइन, अब सिकाएको छ होला मेरो छोरालाई अथवा मेरो बुवालाई मेरो आमालाई उहाँहरूले, तर हामीसँग चाहिँ आइपुग्नु भएको छैन भन्ने कुराहरू छ होइन। त्यसै गरी अब दृष्टिविहीनको लागि चाहिँ अब ब्रेलमा त्यस्तो किसिमको सिकाउने मतपत्रहरू चाहिँ छैन होइन, उहाँहरूको अब पहुँचमै छैन, त्यो कारणले गर्दाखेरि पनि कस्तो कस्तो सङ्केत रहेछ भन्ने पनि उहाँहरूलाई थाहा भएन कि, जस्तो यो छ अब सबै सङ्केतहरू कतिवटा होइन को चुनावमा लड्दैछन् त प्रतिस्पर्धी छन् कुन कुन चुनाव चिन्ह छ भनेर अब सुनेर मात्रै पनि थाहा हुन, कतिपय कुराहरू चाहिँ होइन छामेर उहाँहरूले आफूले महसुस गर्ने कुराहरू थाहा पाउने कुराहरू पनि सूचनाबाट वञ्चित हुनुभएको छ होइन, त्यस्ता कुराहरू जस्तै बहिराको कुरा गर्यो भने यहाँ अब स्मृतिजीले साङ्केतिक भाषामा बताइराख्नु भएको छ होइन, त्यसरी चाहिँ बहिरा भएको व्यक्तिहरूलाई पनि चुनावका बारेमा होइन यो मतदानका बारेमा बताउनु पाएको भए होइन, उम्मेदवारले पनि सँगसँगै यस्तो त्यो किसिमको अवधारणा आएको भए कति अझै राम्रो हुन्थ्यो होला, कति पहुँचमा चाहिँ होइन अपाङ्गता भएको व्यक्तिको पहुँचमा कति सरलता हुन्थ्यो होला भन्ने चाहिँ मलाई लागेको होइन। त्यसैले चाहिँ यो तयारी पनि अहिले अब कति ठाउँमा अब बन्न थालिसकेको छ, अब बारहरू एकदमै पहिलाको निर्वाचन जस्तो नहोस् होइन, एकदमै साँघुरो, त्यहाँ व्हील चेयर पनि ट्राइसाइकलको के कुरा व्हील चेयर पनि नछिर्ने, अलि मोटो व्यक्तिहरू जानुभयो भने छिर्न नसक्ने जस्तो होइन, अलि हिलाममै भएको मतदान केन्द्रहरू थिए होइन, घाँसहरू के लामो लामो घाँसपातहरू। अहिले चाहिँ एउटा कुरा मलाई एकदमै मन परेको के हो भने गत निर्वाचनहरूको यो सिकाइ पनि हो, हुन त निर्वाचन आयोगले जहिले पनि अब सबै अब मतदाताको पहुँच होस् भन्ने त चाहेकै हुन्छ, तर चाहिँ यसपटक चाहिँ यो प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्यको निर्वाचनमा यो अपाङ्गता मैत्री मतदानको लागि चाहिँ यो प्रतिनिधि सभा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिकामा स्पष्ट रूपमा त्यसको दफा 26 चाहिँ यो तोके बमोजिम यस्तो मतदान स्थल हुनुपर्छ, मतदान केन्द्र हुनुपर्छ भनेर जुन ल्याएको छ यो चाहिँ एकदमै सराहनीय छ होइन, र त्यसमा राखिएका कुराहरू जस्तै मतदान स्थलभित्र आउने जाने ढोका होइन द्वारहरू हुन्छ त्यसको चौडाइ कम्तीमा 1 मिटर हुनुपर्छ भनेको छ, त्यसै गरी गोप्य रूपमा मतदान कक्ष राखेको टेबलको उचाइ भुइँबाट 90 सेन्टिमिटरदेखि 1 मिटरसम्म हुनुपर्छ भनेको छ, एकदमै महत्त्वपूर्ण छ क्या यो, किन व्हील चेयर युजर त्यसै गरी चाहिँ होचो कद भएको व्यक्तिहरूले चाहिँ अग्लो टेबल राखियो भने उहाँहरूले आफै मतदान गर्न असहज हुन्छ, त्यसै गरी भित्ताबाट चाहिँ 1 मिटर टाढा टेबल हुनुपर्दछ भनेर जुन स्वस्तिक छाप लगाउने टेबल हुन्छ यो होस् कि जस्तो होइन बैशाखी टेकेर जाने व्हील चेयर युजरहरू ट्राइसाइकल मजाले त्यहाँ घुमाउन सकियोस् त्यस्तो किसिमको हुनुपर्छ भनेको छ। अर्को मतपेटिका राख्ने टेबल पनि होचो हुनुपर्छ भनेको छ, भुइँदेखि 35 सेन्टिमिटर अग्लो हुनुपर्छ भनेको छ। यो अन्तर्राष्ट्रिय मापदण्ड पनि छ होइन। त्यसमा चाहिँ कस्तो भने पट्याएर व्हील चेयर प्रयोगकर्ताहरूले अथवा होचो कद भएकोले आफैले पट्याएर आफै खसाल्न सक्ने हुन्छ यो भने, र सबै मैत्री हुन्छ कि यो अन्य व्यक्तिहरूलाई पनि यसले चाहिँ सजिलो नै बनाउँछ जस्तो लाग्छ। यस्तो किसिमको व्यवस्था गरेको हुँदा यो चाहिँ एकदमै मैले चाहिँ सकारात्मक रूपमा लिएको छु।
1: हजुर, यहाँले भन्नुभयो चाहिँ कस्तो व्यवस्था गरिएको छ भन्ने कुरा चाहिँ यहाँले भन्नुभयो। हामी निर्वाचन आयोगका उपसचिवलाई पनि हामीले कुरा सोधेका थियौँ, उहाँले के भन्नुभएको छ त्यो चाहिँ एउटा छोटो विश्रामपछि हामी उहाँको आवाज सुन्नेछौँ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013456 र 9805075008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी आज चाहिँ अपाङ्ग मैत्री मतदान केन्द्रका बारेमा कुरा गरिरहेका छौँ, पहुँच योग्य मतदान केन्द्रका बारेमा कुरा गरिरहेका छौँ। त्यसै सिलसिलामा आज हामीसँग सीता बोहरा हुनुहुन्छ आजको अतिथि, र अघि हामी कुराकानीकै क्रममा थियौँ। कुराकानीकै क्रममा चाहिँ सीताजीले यो भन्नुभयो कि अपाङ्गता मैत्री अथवा पहुँच योग्य मतदान केन्द्र कस्तो हुनुपर्छ भनेर, चाहिँ त्यसलाई कसरी व्यवस्था गरिएको छ नीतिमा भनेर कुरा गर्नुभयो। यसै सन्दर्भमा हामीले चाहिँ निर्वाचन आयोगका उपसचिव कमल भट्टराईलाई सोधेका थियौँ कि यो निर्वाचन आयोगले चाहिँ अपाङ्गता अपाङ्ग मैत्री बनाउनका लागि, मतदान केन्द्रलाई अपाङ्ग मैत्री पहुँच योग्य बनाउनका लागि चाहिँ कस्तो व्यवस्था गरेको छ, कसरी गरेको छ भन्ने बारेमा हामीले उहाँलाई सोधेका थियौँ। उहाँको विचार सुनौ, उहाँको कुरा सुनौ, त्यसपछि हामी थप कुराकानी गर्नेछौँ।
4: यो पटक नमुनाको रूपमा 100 मतदान केन्द्रहरूलाई चाहिँ पूर्ण रूपमा चाहिँ अपाङ्गता पहुँच योग्य मतदान केन्द्र चाहिँ बनाउने भनेर आयोगले स्वीकृत गरी त्यो काम चाहिँ कार्यान्वयनको प्रक्रियामा छ। मतदानको दिन मतदान गर्न आउँदाखेरि त्यहाँ जुन किसिमका चाहिँ भौतिक पूर्वाधारहरू हामी तयार गर्छौँ त्यसलाई पनि अपाङ्गता भएका व्यक्ति, होचो कद भएका व्यक्तिहरू, बिरामी, अशक्तहरूका लागि पनि पहुँच योग्य हुने गरी, जस्तै मत सङ्केत गर्ने स्थान धेरै अग्लो नबनाई अलिकति पहुँच योग्य बनाउने, मतपेटिकामा मत खसाल्ने ठाउँ पनि त्यही हिसाबले चाहिँ पहुँच योग्य बनाउने, सूचनाहरू सम्प्रेषण गर्नका लागि पनि अपाङ्ग मैत्री संरचनाहरू पूर्वाधारहरू तयार गर्ने लगायतका व्यवस्थाहरू हामीले गरेका छौँ। व्हील चेयर लिएर आउनुहुने मतदाताहरूका लागि चाहिँ प्रायोरिटी भोटिङको व्यवस्था छ, उहाँहरू लाइनमा बस्नु पर्दैन, सिधै प्राथमिकताका साथ अगाडि गएर मतदान गर्न सक्नुहुन्छ। र हामीले मतदान केन्द्रहरू ग्राउन्ड फ्लोरमै राखेका छौँ। मतदान अधिकृतलाई तालिम प्रशिक्षणको क्रममा पनि स्पष्ट भनेका छौँ कि यसरी अपाङ्गता भएका व्यक्तिहरू आउँदाखेरि उहाँहरूलाई चाहिँ जे जुन व्यवस्था गरेर चाहिँ सहज गर्न सकिन्छ त्यो गर्न हामीले आग्रह गरेका छौँ। अपाङ्गता भएका व्यक्तिहरूमध्ये दृष्टिविहीन जसले चाहिँ आफै देखेर मतदान गर्न सक्नुहुन्न उहाँहरूका लागि आयोगले विशेष व्यवस्था गरेको छ। त्यो भनेको एका घरको परिवारको सदस्य वा निजले इच्छाएको निजको साथमा आएको इच्छाएको व्यक्तिले चाहिँ मतदान गर्न सक्नुहुन्छ।
1: हजुर, कमल भट्टराई हुनुहुन्थ्यो, उहाँ निर्वाचन आयोगका उपसचिव हुनुहुन्थ्यो, उहाँले मतदान केन्द्रको तयारीका कुरा गरिरहनु भएको थियो। त्यसलाई अझ अपाङ्ग मैत्री कसरी बनाउन सकिन्छ, पहुँच योग्य कसरी बनाउन सकिन्छ भनेर तयारीका कुरा गरिरहनु भएको थियो। हामीसँग यति धेरै मतदान केन्द्रहरू छन् अहिले, तर त्यसमा चाहिँ उहाँका कुरा सुन्दाखेरि चाहिँ करिब 100 चाहिँ हामीले नमुना मतदान केन्द्रका रूपमा चाहिँ अगाडि लाने अथवा त्यसअनुसार व्यवस्थापन गर्ने भनेर उहाँले कुरा गर्नुभयो। पछिल्लो 5 त अहिलेको यो निर्वाचन त पहिले नै तय भएको निर्वाचन हो, यतिखेर हुन्छ भनेर, यो पछिल्लो 5 पनि यो 100 पनि त्यसमा नै नमुना मतदान केन्द्र मात्रै बनाउने भनेपछि तयारीको कुरालाई चाहिँ कसरी लिन सकिन्छ? यो तयारी पुग्दो तयारी हो अथवा सधैँ यस्तै हुने हो? यो किन 100 मात्रै भन्ने प्रश्न आउँछ कि यहाँनिर।
3: यसमा चाहिँ अगाडि पनि एकजनाले मलाई मसँग कुरा गर्नुभएको थियो कि किन 100 मात्रै गर्यो होला निर्वाचन आयोगले भनेर. अब त्यो चाहिँ अब आफैले निर्देशिका जारी गरेको छ निर्वाचन आयोगले, होइन, त्यही पुरा गर्यो भने चाहिँ पुग्छ कि छुट्टै अब नमुना. अब जस्तो हुन त त्यो नमुना मतदानमा त्यो मतदान केन्द्रमा लाग्छ मलाई सांस्कृतिक भाषाको दोभाषे, होइन, अब त्यस त्यहाँ शौचालय पनि अपाङ्गता मैत्री होइन सुलभ शौचालय होला सायद, बाटो पनि, पार्किङ पनि, होइन, पार्किङ अब अपाङ्गता सबै प्रकारको अपाङ्गता भएको व्यक्तिहरू आउनुहुन्छ भनेर त्यो होला, ऱ्याम्पको व्यवस्था होला, होइन, त्यो पहुँचयुक्त प्रवेशद्वार होला, पर्याप्त यो कस्तो भने न्यून दृष्टिविहीन भएका अथवा दृष्टिविहीनता भएका व्यक्तिहरूलाई चाहिँ उज्यालोको प्रकाशले उहाँले आफै स्वस्तिक छाप लगाउन सक्नुहुन्न बढी भयो भने प्रकाश. अब त्यस्तोमा चाहिँ होइन आँखाको समस्या भएको व्यक्तिलाई त्यही किसिमको व्यवस्था भएको होला. अब यो एक किसिमले हेर्ने भने यो पहिला नभएको सकारात्मक रूपमा पनि लिन सकिन्छ. र हामीले चाहिँ अलिकति क्रिटिकल्ली हेऱ्यो भने यत्रो समय यति धेरै आवाज उठ्दा होइन व्यक्ति अपाङ्गता भएका व्यक्तिहरू अब नेपाल सरकारकै अब त्यो 2068 जनगणनालाई हेर्ने भने पनि 2% हाराहारीमा अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क आइसकेको छ, होइन. तथापि अब डब्लुएचओ होइन अरूको त अब युएनओको कुरा गर्ने हो भने त उहाँले त 10% भन्दा 10-15% अपाङ्गता भएका व्यक्तिहरू छन् भन्ने छ. त्यो पनि अझै विकासोन्मुख देशहरूमा त झन् धेरै छन्, होइन, विकासशील देशहरूमा झन् धेरै छन्, अन्डर डेभलपमेन्ट कन्ट्रीमा झन् धेरै छन् भन्ने अवस्थामा चाहिँ अब यसलाई होइन अपाङ्गता भएका व्यक्तिहरूको त्यही सङ्ख्यालाई लियो भने पनि अपाङ्गता भएका व्यक्तिहरू त थुप्रो हुनुहुँदो रहेछ त मतदाता, होइन, 2% हिसाब गर्ने भने पनि. भनेपछि अझै यो मैले अघि मनोवृत्तिको कुरा गरेको थिएँ नि, होइन, निर्वाचन आयोगको मनोवृत्ति पनि हामीले यसमा बुझ्न सक्छौँ. अब केही गर्न खोजेको जस्तो तर पर्याप्त समय हुँदा हुँदै पनि सबै अपाङ्गता मैत्री अथवा सुलभ मतदान केन्द्र बनाउन चाहिँ किन नसकेको होला भन्न नसकेको होला भन्ने चाहिँ मलाई लागिरहेको छ.
1: हजुर, हामी यसमा थप कुराकानी गर्छौँ. हामीसँग लभदेव धामी हुनुहुन्छ, बैतडीबाट टेलिफोनमा आउनुभएको छ. लभदेवजी, यहाँलाई स्वागत छ नेपाल चौतारीमा. हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्.
5: मेरो प्रश्न भन्दाखेरि के छ भने हाम्रो पार्टी मतदान केन्द्र भन्नाले कस्तो हुन्छ भने मात्र हुल चेयर जान मिल्ने बनाइदियो भने त्यो अपाङ्ग भएपछि मतदान केन्द्र भइदिने क्या. अनि हाम्रो अपाङ्ग मैत्री धेरै जस्तो के छ भने विद्यालयहरू अपाङ्ग मैत्री घोषणा भइरहने भने त्यहाँ विद्यालय मतदान केन्द्र हुँदा त्यो विद्यालयमा त्यो मतदान केन्द्र अपाङ्ग मैत्री नहुने, अनि त्यो के कारण के भन्न चाहन्छ है म.
1: हस्, धन्यवाद. लभदेव धामीजी हुनुहुन्थ्यो बैतडीबाट, उहाँले चाहिँ यो अपाङ्ग मैत्री मतदान केन्द्रको कुरा गरिरहँदाखेरि चाहिँ व्हीलचेयर लाने मात्रै व्यवस्था भएपछि त्यो मतदान केन्द्र अपाङ्ग मैत्री मतदान केन्द्र हो भनेर बुझ्ने अथवा बुझाउने प्रयत्न भएको भन्ने खालको उहाँको विचार थियो. सीताजी,
3: मैले यसमा हामीले पनि कुरा गर्दाखेरि भन्छौँ, होइन, अपाङ्गता मैत्री भन्ने बित्तिकै संरचना मात्रै हेरिन्छ, त्यो पनि अझै व्हीलचेयर होइन र ट्राइसाइकल जाने होइन समतल भए पुग्छ अथवा ऱ्याम्प भए पुग्छ भन्ने अवधारणालाई अझै चिर्न सकिएको छैन. यो किन पनि भयो भन्दा हामीले चाहिँ एउटा अब एकदमै के सकारात्मक भएर अथवा चाहिँ तटस्थ भएर सोच्दाखेरि अपाङ्गता भएका व्यक्तिमा सबैभन्दा धेरै 36% जति चाहिँ शारीरिक अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ. त्यसमा पनि अब व्यक्तिले झट्ट देख्ने भनेको यसो व्हीलचेयर लियो भने अथवा कर्सेस यसो काखीमा च्यापेपछि होइन ट्राइसाइकलमा हिँडेपछि अपाङ्गता भएको व्यक्ति भन्ने, अब बहिरा बोल्नु भएको छैन होइन उहाँहरूको हात खुट्टा ठिक छ मजाले हिँड्नुहुन्छ त्यो चाहिँ पहिचान ठ्याक्कै नहुने र व्यक्तिले पनि होइन उहाँ चाहिँ बहिरा हो अपाङ्गता भएको व्यक्ति होइन भन्ने पनि सुन्ने गरिन्छ. अनि त्यसै गरी दृष्टिविहीनलाई पनि त्यो किसिमको अपाङ्गता भएको व्यक्तिमा अझै पनि समाजको कतिपय होइन बुझ्न सकेको छैन समाजले त्यो किसिमले. यो भनेको बुझाएको चेतन भर्खरै त यो अवधारणा आयो अपाङ्गता भएका व्यक्तिहरूको. यो हामीले योभन्दा अगाडि सम्म चाहिँ नेपाल सरकारकै परिभाषा हेर्ने भने चाहिँ अपाङ्ग सम्पूर्ण अपाङ्गता भएको व्यक्तिलाई समेटेको थिएन. भनेपछि अब यो बिस्तारै विकास पनि हुँदैछ र चेतना पनि वृद्धि हुँदैछ, त्यसलाई त्यसरी हेर्नुपर्छ कि जस्तो लाग्छ. र अपाङ्गता मैत्री मतदान भनेको व्हीलचेयर पुग्ने ट्राइसाइकल पुग्ने समतल भएर मात्रै हुँदैन भन्ने कुरा अगाडि पनि आइसक्यो, होइन. अब त्यसमा चाहिँ अपाङ्गता मैत्री भन्ने कुरा हरेक नागरिकलाई सुलभ हुने किसिमको भयो भने त्यो स्वत त्यो चाहिँ सबै मैत्री भयो भने अपाङ्गता मैत्री त त्यतिकै पनि हुन्छ, र सबैभित्र चाहिँ बहिरा होइन दृष्टिविहीन बौद्धिक अपाङ्गता भएका अन्य अपाङ्गता भएका व्यक्तिहरू पनि पर्नुहुन्छ। त्यसै गरी अब सुत्केरी गर्भवती अपरेसन गरेको मैले चाहिँ गत यो स्थानीय निर्वाचनमा के भेटेको थिएँ नि, एकजना भर्खरै अपरेसन गरेको 3 दिन भएको तर आफ्नै आफन्त नै चुनावमा उठिसकेपछि नआइ नहुने उहाँ हस्पिटलबाट आउनु भएको थियो कि, उहाँलाई चाहिँ अब एम्बुलेन्समा सायद ल्याइएको थियो, अब भित्र ल्याइसकेपछि उहाँलाई चाहिँ एकछिन लाइनमा पनि बस्नु पर्यो होइन, र उहाँलाई यदि चाहिँ त्यस्तो किसिमको व्यवस्था छुट्टै व्यवस्था प्राथमिकता त्यहाँ दिएको भए होइन अपाङ्गता भएका व्यक्ति होइन त्यस्तो सुत्केरी अथवा त्यस्तो अशक्त व्यक्तिहरूलाई स्थान दिएको भए उहाँले चाहिँ सुलभ रूपमा एकदमै सरल रूपमा मतदान गरेर फर्किन सक्नुहुन्थ्यो, उहाँ चाहिँ लाइनमा एकदम बस्नु भएको थियो के भयो भनेर सोद्धाखेरि भर्खरै अपरेसन भएको रहेछ 3-4 दिन भएको थियो होइन, त्यस्तो अवस्थाहरू पनि आयो। त्यसैले चाहिँ अब यो मतदान केन्द्र निर्माण गर्दाखेरि अब एउटा चाहिँ अब मापन गर्ने हामीले झट्ट हेर्दा उकालो जमिनहरू होइन खुट्किलोहरू नभएको त्यसले गर्दाखेरि अन्य व्यक्ति बिरामी व्यक्तिलाई पनि त त्यसले अप्ठ्यारो पर्ने भयो, त्यसै गरी चाहिँ यो खाल्टा खुल्टी हिलो नभएको अघिल्लो निर्वाचन हेऱ्यो भने एकदमै हिलाम्य थियो, धेरै निर्वाचन तराईका त धेरै अधिकांश केन्द्रहरू हिलाम्य थिए होइन, अनि अग्लो घाँसपात थिए अब त्यसले पनि अब व्हिलचेयर पनि जान अप्ठ्यारो भयो, ट्राइसाइकल अरू सामान्य व्यक्तिहरूलाई पनि जान अप्ठ्यारो हुने अवस्था कि अग्लो घाँसपातहरू भएको अगाडि, अनि त्यस्तै मतदान त्यस्तोमा मतदान केन्द्रहरू बनाएको पनि पाइयो होइन, त्यो नहुने किसिमको अब यो चाहिँ निर्वाचन आयोगले पनि त्यस्तो किसिमको सूचनाहरू सम्प्रेषण गरिरहेको छ, अहिले यो मतदान केन्द्रहरूलाई पनि त्यही किसिमले आग्रह गरिरहेको छ होइन, निर्देशन पनि दिइरहेको छ। त्यसैले हेरौँ यो चोटिको मतदान केन्द्र पूर्ण रूपमा सबै मैत्री हुनेछ भन्ने चाहिँ केही अपेक्षा चाहिँ छ अहिलेको पहिले भन्दा, अलिकति निर्वाचन आयोग पनि अलि चनाको भएको कि अलि निर्देशनहरू चाहिँ अलि गरेको कि, अघि भर्खरै तपाईँले बजाउनु भएको बाइटमा नि उहाँले के भन्नुभएको छ भने अहिले चाहिँ हामीले कर्मचारीहरूलाई पनि अपाङ्गता सम्बन्धी होइन

0: मेरो पक्षमा यस प्रकार रहेको छ, हामी म चाहिँ एउटा दृष्टिबिन व्यक्ति हो र मेरो चाहिँ परिवार पनि दृष्टिबिन हो। हामी दुवै दृष्टिबिनले चाहिँ कहिलेसम्म देख्नेको सहारा लिएर मतदान गर्ने हो। र अर्को कुरो, हामीलाई चाहिँ ब्रेल लिपि तथा अडियोमा मतपत्र किन छापिँदैन र यसमा चाहिँ तपाईँहरूले के आवाज उठाइराख्नु भएको छ, अनि निर्वाचन आयोगले हामीले पटक पटक आवाज उठाउँदा पनि हामीलाई किन के हामी चाहिँ के खेलाउना हो, हामीले चाहिँ के भन्छ र मतपत्र हामीले चाहिँ कहिलेसम्म चाहिँ आफैले मतपत्र हाल्ने व्यवस्था कहिले भन्छ, मेरो चाहिँ प्रश्न यही हो। धन्यवाद।
1: हस् धन्यवाद। रामबहादुर पुलामी हुनुहुन्थ्यो बर्दियाबाट, उहाँको प्रश्न सँगसँगै केही आक्रोश पनि थियो उहाँको, किन हामीले कहिले पाउने भन्ने खालको प्रश्न थियो उहाँको। त्यसै गरी उषा ढुङ्गाना हुनुहुन्छ अछामबाट, उषाजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
2: हजुर नमस्कार, अनि अतिथिजीलाई पनि नमस्कार।
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
2: हजुर, मेरो प्रश्न चाहिँ यस प्रकार छ, अपाङ्गता धेरै किसिमका हुन्छन्, जस्तै कतिपय व्यक्तिहरूमा बहिरा र दृष्टिविहीन दुवै प्रकारको अपाङ्गता हुन्छ, त्यस्ता व्यक्तिहरूले चाहिँ मतदान कसरी गर्ने, सपाङ्ग व्यक्तिहरूमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूमा पनि जनप्रतिनिधि बन्ने चाहना हुन्छ, आजसम्म सपाङ्गको तुलनामा अपाङ्ग व्यक्तिहरू चाहिँ कतिको राजनीतिक दलमा छन्।
1: धन्यवाद उषा ढुङ्गाना। अर्का सहभागी पनि हामीसँग जोडिनु भएको छ सीताजी, उहाँको पनि लिइहालौँ। ललित नाथ योगी हुनुहुन्छ सुर्खेतबाट, ललितजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
3: हजुर नमस्कार सर।
1: नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
3: आजको अतिथिजीलाई मेरो नमस्कार छ।
1: तपाईँको प्रश्न विचार राखिदिनुहोस्।
3: मैले यो सुर्खेत जिल्लाको सन्दर्भमा कुरो गर्दाखेरि, सुर्खेतमा निर्वाचन आयोगले, प्रदेश निर्वाचन आयोगको प्रमुखजीले त्यहाँ दसवटा भ्यालीभित्रको दसवटा मतदानहरू अपाङ्ग मैत्री भएको दावी गर्दछु भन्नुभयो। त्यो लगतैमा चाहिँ त्यहाँ पुगेँ, पुग्दाखेरि चाहिँ अपाङ्ग मैत्री त त्यहाँ देखियो न, अब हेर्नु पछिको दिनमा पनि देखिएन। अनि त्यो यदि बाइचान्स उहाँले दावी गर्दा गर्दै निर्वाचन प्रदेश आएको हो, यहाँ त मुख्य निर्वाचन आएको सरले हो, यदि बाइचान्स मैले त्यहाँनिर उसले निर्वाचन आयोगले घोषणा गर्दा गर्दै त्यो अपाङ्ग मैत्री भएन भने मैले उजुरी गर्न कहाँ छ, अनि त्यसलाई चाहिँ नहुँदा हुँदै पनि भयो भनेर आफ्नो उद्योग जस्तो कार्य सम्पादन राम्रो गरेर मूल्याङ्कन गराएर यदि राम्रो हुनालाई पनि भयो भनेदेखि पनि हेर्नुहोस्, यदि बाइचान्स त्यो भएन भने त्यसलाई उजुरी गरेर कहाँ र त्यो होइन भनेर प्रमाणित तथ्य त्यो अनुगमन गरेर आएर निकायले होइन भनेर भनिदिने निकाय कुन हो, कहाँ उजुरी गर्न पाइन्छ।
1: हस् धन्यवाद ललितनाथ योगी हुनुहुन्थ्यो सुर्खेतबाट। सीताजी, हामीले तीनजनाको विचार प्रश्न लियौँ, फरक फरक विचार प्रश्न थिए, पाले पालो सीताजी।
4: हुन्छ, तीनजनालाई म एकदमै धेरै धन्यवाद दिन्छु। सुरुमा त बर्दियाबाट रामबहादुर पुलामीले प्रश्न आक्रोश सहितको प्रश्न गर्नुभएको थियो, एकदमै उहाँको आक्रोश जायज छ। कहिलेसम्म दृष्टिबिन भएका व्यक्तिहरूले चाहिँ अरूको सहारामा होइन मतदान गर्ने, त आफै उहाँहरू त आफैले गर्न सक्नुहुन्छ, अडियो भएपछि होइन त्यस्तो किसिमको
1: सम्मानजनक मतदानका कुरा सुरुमै गरेका थियौँ।
4: हजुर सक्नुहुन्छ, तर अब यो चाहिँ निर्वाचन आयोगले होइन निर्वाचन आयोगले जवाफ दिनुपर्छ यसको। अब यसको लागि चाहिँ तपाईँ हामी सबैले उत्तिकै जोरदार आवाज उठाउनुपर्छ र हरेक होइन ठाउँमा चाहिँ बोल्नु पर्यो कि बोल्नु पर्यो, आफ्नो आवाजलाई चाहिँ उठाइराख्नु पर्यो, निरन्तर आवाज उठाउनु पर्यो, जुन चाहिँ पैरवी गरिराख्नु पर्यो भन्ने मैले उहाँलाई अनुरोध गरेँ। र अर्को चाहिँ उषाजीको एकदमै जायज प्रश्न थियो उहाँको पनि, अब दृष्टिविहीन र बहिरा व्यक्ति एउटै व्यक्तिमा चाहिँ आँखा पनि देख्नुहुन्न बोल्न पनि सक्नुहुन्न, कसरी मताधिकार प्रयोग गर्ने होइन, उहाँले त नेपालको अहिलेको व्यवस्था अनुसार उहाँले मताधिकार प्रयोग गर्नै सक्नुहुन्न, किनभने स्पर्श जुन विधिबाट उहाँहरूले सिक्ने कुरा छ होइन, उहाँसँगको कम्युनिकेट अथवा उहाँहरूसँग सञ्चार भनेको चाहिँ छोएर स्पर्श विधि भन्ने हुन्छ, त्यो छोएर गर्नेछ भनेपछि त्यो चाहिँ अब अहिलेसम्म अब नेपालमा त्यस्तो व्यक्तिहरूले त्यो सेवा नै पाउनु भएको छैन, त्यो अवसरै पाउनु भएको छैन भने उहाँहरू चाहिँ अवश्य पनि यो मताधिकारबाट वञ्चित भइराख्नु भएको छ। र अब यो निर्वाचन आयोगले हाम्रो सरकारले यसमा चाहिँ ध्यान दियोस् भन्ने म अनुरोध गर्छु, र तपाईँहरूको पनि मैले रामबहादुरजीलाई भनेको जस्तै अब अभियान जारी राख्नु पर्यो र पैरवी गरिराख्नु पर्यो, आवाज उठाइराख्नु पर्यो होइन त्यस्तो व्यक्तिहरूको।
1: रामबहादुरजीले अर्को पनि त्यहाँ जोड्नु भएको चाहिँ जस्तो मतदाता शिक्षामा पनि अलिकति यो पहुँचयोग्य भएन मतदाता शिक्षा पनि भनेर उहाँले त्यो कुरा पनि
4: एकदमै हामीले सुरुमा पनि कुरा गरेको थियौँ होइन अनन्ती, जस्तो मतदाता शिक्षा पनि अब यो बहिरा दृष्टिविहीन एउटै व्यक्तिलाई छ भने त त्यो झन् उहाँहरूले पाउनै सक्नु भएन, र दृष्टिविहीन व्यक्तिहरूलाई पनि ब्रेल लिपिबाट सुरुमा पनि कुरा गर्थ्यो, यसो मुखले भन्यो उहाँहरूले चाहिँ सङ्केत पनि थाहा हुन्न, कसरी मतदानको प्रयोग गर्ने, मतदान कसरी गर्दो रहेछ भन्ने पनि थाहा हुन्न, अब आँखा नदेख्ने भइसकेपछि चाहिँ

0: त्यो उहाँहरूले त्यो कुराहरूको अनुभवै गर्न पाउनु भएन कि, त्यो कुराहरूको फिलै भएन। त्यस कारणले गर्दाखेरि ब्रेलमा कमसेकम म त होइन यो मतपत्र ब्रेलमा छाप्न सकिन्थ्यो कि, थोरै खर्च वृद्धि गर्यो भने सकिन्थ्यो। यत्रो करोडौं अरबौं राज्यको होइन पैसा हामीले दुरुपयोग भएकै सुनिराखेका छौँ होइन। अलिकति यसमा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको होइन पक्षको लागि अथवा चाहिँ सबै नागरिकलाई चाहिँ आफ्नो राजनैतिक अधिकार सुनिश्चित होस् भन्नका लागि त्यति गर्न सक्थ्यो, त्यो चाहिँ मनोवृत्तिकै कुरा आउँछ, सोचकै कमीले भएको जस्तो मलाई लाग्छ। र त्यस्तै गरी अब ललितजीको कुरा चाहिँ उजुरी कहाँ गर्ने भन्ने कुरा गर्नुभएको थियो,
1: त्यो सँगसँगै उहाँको अर्को अर्को कुरा पनि थियो, उहाँको दावी भर्सेस अब यो वास्तविकता, उहाँ दावी गर्नुभयो तर त्यो हेर्दाखेरि त्यस्तो देखिन्न भन्ने उहाँको त्यो पनि सँगसँगै जोड्नु भएको थियो, उहाँले गुनासो पनि थियो।
0: यो चाहिँ अब हामीले पनि देखेको होइन, अपाङ्गता मैत्री छ तर छ भनेर भनिन्छ तर त्यो देखिँदैन। यसो व्हील चेयर जाने अलिकति सम्म भएपछि अपाङ्गता मैत्री अश्वर्यान देखाइदिएपछि अपाङ्गता मैत्री भन्ने जुन किसिमको बुझाइ छ अवधारणा छ त्यो एकदमै गलत छ। अपाङ्गता मैत्री मतदान केन्द्र भन्नाले चाहिँ सबै किसिमका अपाङ्गता भएको व्यक्तिको त्यहाँ पहुँच हुनु पर्यो होइन, त्यहाँ चाहिँ सहज पहुँच हुनु पर्यो। जस्तै बहिरा व्यक्तिहरू त्यहाँ मतदाता छन् भने साङ्गीतिक भाषाको व्यवस्था हुनु पर्यो। त्यसै गरी दृष्टिविहीनको लागि होइन अब सेतो छडी लिएर जान सक्ने होइन ब्रेलमा मतपत्रहरूको व्यवस्था हुनु पर्यो। त्यसलाई चाहिँ निर्वाचन त्यस्तो किसिमको निर्वाचन मतदाता मतदान प्रक्रियालाई चाहिँ अपाङ्गता मैत्री भन्न मिल्यो होइन। त्यसै गरी अब सहयोगीले चाहिँ एकदमै डोड्याएर बोकेर उता पुर्याउनु परेको छ अनि आफूले पनि होइन मत खसाल्न पाउनु भएको छैन, अर्को सहयोगी साथ लिनु परेको छ। त्यस्तो चाहिँ कदापि अपाङ्गता मैत्री मतदान स्थल अथवा केन्द्र हुँदै होइन होइन, त्यो चाहिँ अब यो अवधारणा पनि भनौँ न बिस्तारै बुझ्ने कुरा हो। अब यो अर्को कुरा चाहिँ अब यसो अपाङ्गता मैत्री छ है भनेर दावी गरेर आफू चर्चामा आउनलाई पनि कति मतदान, यो गत हामीले हेऱ्यौँ भने स्थानीय निर्वाचनमा हाम्रो चाहिँ यो एकदमै मैले म निर्वाचन अधिकृत भएको ठाउँमा अपाङ्गता मैत्री बनाएँ भनेर कुरा गर्नुभएको पनि सुन्यो। तर के गर्नुभयो भन्दाखेरि हाम्रोमा चाहिँ एकदमै खाल्टाखुल्टी थिएन, सम्म ठाउँमा त मजाले व्हील चेयर जान्थ्यो भनेर भन्नु हो, एउटा प्रयास चाहिँ राम्रो हो, व्हील चेयरसम्म पुग्यो होइन, तर उहाँको पनि अझै ब्रडर अलिकति सोचलाई फराकिलो पार्न चाहिँ जरुरी नै छ। र उजुरी कहाँ गर्ने भन्ने विषयमा चाहिँ अब यो निर्वाचन आयोगले नै होइन एउटा निर्देशिका जारी गरिसकेपछि निर्वाचन आयोगले जारी गरेको निर्देशिकाको दफा 26 यो सम्पूर्ण व्यवस्थाहरू गरेको छ। निर्वाचन आयोगको निर्देशिकामा अन्य कुराहरू पनि बोलेको छ होइन, त्यसैलाई आधार मानेर र नेपालको अन्य कानुनहरूलाई पनि आधार मानेर त्यसै गरी अपाङ्गता भएको व्यक्तिहरूको लागि यो पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका 2069 पनि छ होइन, त्यसलाई पनि टेकेर चाहिँ हामीले निर्वाचन आयोगमा त्यसै गरी अन्य सम्बन्धित निकायमा चाहिँ उजुरी गर्न सकिन्छ। र उजुरी गर्दाखेरि चाहिँ अब जुन मतदान स्थलको होइन विपक्षमा गर्ने हो त्यसलाई चाहिँ खुलाएर मजाले उजुरी गर्न सकिन्छ। र व्यक्तिलाई पनि यो गत निर्वाचनमा पनि आएको थियो, व्यक्तिलाई पनि गर्न सकिन्छ कि सकिँदैन निर्वाचन अधिकृतहरूलाई भनेर भन्नुभएको थियो, त्यो सकिन्छ। र त्यहाँबाट दुर्व्यवहार भएको छ होइन, अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ सहज किसिमले मतदान मत खसाल्न दिएको छैन। अब एउटा अर्को उदाहरण पनि भन्छु होइन, दृष्टिविहीन व्यक्तिलाई चाहिँ त सहयोगीको सहायताले भनेपछि एका घरकै परिवार हुनुपर्छ भनेर हुन त कानुन त्यो कुरा भएको र पछि चाहिँ यो निर्वाचन आयोगको विभिन्न किसिमको सूचना निर्देशिकाहरूमा चाहिँ अन्य व्यक्तिहरूले पनि सहयोगीले खसाल्न सक्ने मत भनेको हुनाले त्यो चाहिँ अब एका घरकै हुनुपर्छ अथवा चाहिँ मतदान अधिकृतले नै मत खसालिदिनुपर्छ भनेर विवादहरू पनि भएको छन्।
1: यहीँनिर सीताजी मैले यहीँनिर एउटा प्रश्न सोध्न खोजिरहेको थिएँ कि, जस्तो अरूलाई सहयोगी लिएर मतदान गर्न जाँदाखेरि चाहिँ त्यो उहाँको मताधिकार हुन्छ नि, जसले आफ्नो मत हाल्नुहुन्छ उहाँको मताधिकार चाहिँ त्यही ठाउँमा सही ठाउँमा उहाँले चाहेकै ठाउँमा हुन्छ भन्नेको सुनिश्चितता कसरी गराउन सकिन्छ? त्यसमा त सहयोगीले आफ्नो तरिकाले हालिदिन पनि सक्ने सम्भावना त रह्यो, जोखिम त रह्यो नि,
0: जोखिम छ। यो एकदमै धेरै प्रश्न उठेको, यो भर्खरै अस्ति भर्खरै एउटा कार्यक्रममा यहाँ दृष्टिविहीन एकजना व्यक्ति दृष्टिविहीनता भएको टेक्चा जोशी भन्ने अभियान त पनि हुनुहुन्छ, उहाँले के भन्नु भने यो अघिल्लो निर्वाचनमा चाहिँ मैले मत खसाल्नलाई एकजना व्यक्ति लिएर गए सहयोगी, मैले चाहिँ एकदमै विश्वास गरेँ उसलाई अनि सहयोगी लिएर जाँदाखेरि मैले भनेको भन्दा अर्को ठाउँमा भोट हालिदियो मत खसालिदियो, त्यो पनि थाहा हुन्थेन। बाहिर आइसकेपछि उसले भन्यो, ऊ एकदम मिल्ने साथी, उसले चाहिँ भन्यो मैले त तैँले यो ठाउँमा भनेको थिइस् मैले मत अर्कै ठाउँमा हालेँ, अनि उहाँलाई चाहिँ विश्वास भएन, ऊ आफ्नो साथीले धोका दियो भन्ने किसिमले चाहिँ अर्को यो गएको स्थानीय निर्वाचनमा मैले निर्वाचन अधिकृतबाटै राखे मतदान खसाल्न लगाए भन्नुभयो. अब त्यो पनि कसरी सुनिश्चित हुन्छ भनेर दृष्टिविहीन बीचको छलफलमा के कुरा आयो भने त्यो पनि होइन. निर्वाचन अधिकृत र एकजना कर्मचारी दुईजनालाई राखेर चाहिँ आफूले भन्ने र मत खसाल्न लगाउनु पर्छ. त्यो भएपछि बल्ल अलि निष्पक्ष हुन्छ अथवा हामीले भनेकै ठाउँमा भोट खस्छ होइन भने त निर्वाचन अधिकृत पनि कतै न कतै त विचारधारा राख्नु होला भन्ने चाहिँ उहाँहरूको कुरा थियो कि. त्यस कारणले गर्दाखेरि यो सकभर होइन अब कस्तो हुन्छ नि एउटै कुनै पार्टीमा संलग्न हुनुहुन्छ भने त त्यो पार्टीको एकजना कार्यकर्ता अथवा त्यो पार्टीमा आस्था राख्ने अर्को व्यक्तिलाई लगे पनि त्यहीँ जान्छ भनेर ढुक्क हुन सक्यो. अथवा दुई तिन ठाउँमा भोट हाल्नुपर्नेछ होइन व्यक्ति हेरेर भोट हाल्नुहुन्छ भने चाहिँ उहाँलाई एकदमै गाह्रो हुँदो रहेछ कि यस्तो अवस्थामा. भनेपछि त्यो निर्वाचन अधिकृत र एकजना अर्को व्यक्ति कर्मचारीलाई दुईजनाको रोखबरमा यदि हाल्न पाएको भए चाहिँ सुनिश्चित हुन्थ्यो कि उहाँको भोट जहाँ हो त्यही जान्थ्यो कि भन्ने मलाई लाग्छ.
1: हजुर, हामीसँग एकजना सहभागी हुनुहुन्छ सम्भवतः आज कार्यक्रमको लागि उहाँ अन्तिम सहभागी राम पाण्डे हुनुहुन्छ लमजुङबाट. रामजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा.
2: नमस्कार.
1: हजुर, तपाईँको प्रश्न विचार के छ छोटोमा राखिदिनुहोस्.
2: हजुर म चाहिँ मेरो प्रश्नमा एक्सपर्ट हेर्छ म खेतीमा राख्ने गइरहेको छु. यो के अरे पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ कसरी मतदान गर्न सक्नुहुन्छ होला किनकि उहाँहरूले चाहिँ होइन पूर्ण रूपमा अपाङ्गता भएको व्यक्तिहरूले आफै मतदान गर्न सक्नुहुन्न अनि यसका लागि चाहिँ उहाँ अनि यसका लागि के सुविधाहरू छ के कस्तो सुविधाहरू छन् यस सम्बन्धी प्रश्न पारिदिनु होला.
1: हस् धन्यवाद. राम पाण्डे हुनुहुन्थ्यो लमजुङबाट. पूर्ण अपाङ्गता भएका व्यक्तिले कसरी मतदान गर्न पाउनुहुन्छ अथवा उहाँको कसरी प्रयोग गर्न पाउनुहुन्छ उहाँले मताधिकार भन्ने प्रश्न थियो उहाँको.
0: एकदमै राम्रो प्रश्न हामीले सुरुमा नै छलफल गरेका थियौँ. अब पूर्ण रूपमा अपाङ्गता भएका व्यक्ति जसको हामीले अझै सुरुमा कुरा गरेका थियौँ दुइटै हात पनि छैन खुट्टा पनि छैन भने कसरी मतदान गर्न सकिन्छ अथवा पूर्ण रूपमा अपाङ्गता भएका व्यक्ति जो चाहिँ होइन उठ्न सक्नुहुन्न होइन आफ्नो कामहरू आफै दैनिक क्रियाकलापै गर्न सक्नुहुन्न होइन उहाँले भोट कसरी खसाल्ने मतदान कसरी गर्ने उहाँलाई होइन विभिन्न अब बोकेर अथवा विभिन्न होइन भेहिकलहरूको सहायताले मतदान स्थलसम्म त ल्याइएला तर उहाँले चाहिँ कसरी मत खसाल्ने एकदमै गम्भीर कुरा हो होइन. उहाँले चाहिँ अहिलेसम्मको होइन उदाहरणहरू हेऱ्यौँ भने अहिलेसम्मको अभ्यासलाई हेऱ्यौँ भने त्यस्ता अपाङ्गता भएका व्यक्तिहरूले पनि निर्वाचन अधिकृत अथवा आफ्नो नजिकको होइन नातेदार एका घरको परिवार सहयोगको सहयोग लिएर मतदान गर्न सक्नुहुन्छ. त्यो चाहिँ हजुर.
1: अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा पनि छौँ. सीताजी, जस्तो अब यो मतदानलाई चाहिँ पहुँचयोग्य बनाउन सम्मानजनक बनाउनको लागि चाहिँ अब अहिले त हामी अझै पनि ब्यालेट पेपरमा चाहिँ मतदान गरेर छाप लगाएर मतदान गर्ने चाहिँ पद्धतिमा छौँ. यो पद्धति कहिलेसम्म निरन्तर रहन्छ थाहा छैन होइन. हामी के अरे यो विद्युतीय मतदानका कुरा पनि गर्न थालेको धेरै वर्ष भइसक्यो. के गर्यो भने चाहिँ यो अब आउने मतदानहरू चाहिँ पहुँचयोग्य हुन्छन् सम्मानजनक हुन्छन् सबैको पहुँचमा हुने अपाङ्ग मैत्री हुन्छन्. के गर्ने कसरी गर्यो भने हुन्छ.
0: एउटा त अब विद्युतीय मतदान भनिसक्नुभयो. यदि विद्युतीय मतदान भयो भने दृष्टिबिन व्यक्तिहरूले पनि अब त्यसमा ब्रेलको साइन खसाल्न सक्नुहुन्छ. एउटा चाहिँ दृष्टिबिन भएका व्यक्तिहरूको यहाँ समस्या समाधान हुन्छ. त्यसै गरी अन्य अपाङ्गता भएका व्यक्तिहरूले पनि त्यस्तो किसिमको विद्युतीय मतदानबाट चाहिँ अलि सहज रूपमा मत खसाल्न सक्नुहुन्छ. र अन्य कुराहरू हेऱ्यौँ भने हामीले भौतिक संरचना र मनोवृत्तिका कुराहरू नै अपाङ्गता मैत्री बनाउनुपर्छ भन्ने मलाई लाग्छ. जस्तै अपाङ्गता मैत्री होइन मतदान केन्द्रका लागि त्यहाँ पुग्ने सहज बाटो होइन त्यहाँ पुग्ने चाहिँ सहज रूपमा चाहिँ पहुँच हुन सक्ने किसिमको त्यहाँको द्वारहरू होइन त्यो किसिमको व्यवस्थापन सबै. त्यसै गरी अब शौचालय त्यहाँ आएर गएर अपाङ्गता कस्तो पनि छ भने अपाङ्गता भएका व्यक्ति कतिपय यहाँ अब मेरो साथीहरू पनि हुनुहुन्छ घरबाट निस्किँदाखेरि उहाँहरूले पानी खानुहुन्न कि किनभने शौचालयहरू अपाङ्गता मैत्री छैन. उहाँ जाँदाखेरि उहाँहरूले चाहिँ आफूलाई होइन शौच आयो अवस्था छ. त्यस कारणले त्यस्तो व्यक्तिहरूलाई पनि त होइन अपाङ्गता भएको व्यक्तिहरूको लागि शौचालयको व्यवस्था होइन त्यसै गरी चाहिँ यो पार्किङको ऱ्याम्पको कुराहरू ती कुराहरू र साङ्केतिक भाषाको कुरा र सहयोगीको कुरा यदि भयो भने चाहिँ पाङ्गता मैत्री मतदान केन्द्र भनेर हामीले भन्न सक्छौँ र आगामी दिनमा अब यो मतदान हेरौँ होइन, यसमा चाहिँ केही सुधार हुन्छ भन्ने हाम्रो अपेक्षा हो र अब 5 वर्षपछि चाहिँ पूर्ण रूपमा अपाङ्गता मैत्री मतदान स्थलहरू केन्द्रहरू देख्न पाइन्छ भन्ने मेरो अपेक्षा छ।
1: हस् धन्यवाद। नेपाल चौतारीमा आज हामीले अपाङ्ग मैत्री मतदान केन्द्रका बारेमा कुरा गर्यौँ, सँगसँगै पहुँचयोग्य मतदान अथवा सम्मानजनक मतदानका कुरा पनि गर्यौँ। नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर आफ्नो अमूल्य विचार राखिदिनु भएकोमा अभियन्ता तथा अधिकार कर्मी सीता बोराज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद अनन्तजी, यहाँले अमूल्य समयमा मलाई चाहिँ यो अमूल्य कुरा राख्न दिनुभयो र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, राजनैतिक अधिकार सुनिश्चितताको लागि अन्य सबै सञ्चारकर्मी र अन्य सबै व्यक्तिहरूको उत्तिकै हातेमालोको आवश्यकता छ र यहाँहरू सबैलाई म यो अभियानमा जोडिन अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद।
1: हस्, कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार बिहान ठिक 8:15 बजी लिएर पुनः आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे र सांकेतिक भाषा दोभाषे स्मृति योगी पनि बिदा चाहन्छौ। हस्त, नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार शुक्रबार विभिन्न समसामयिक विषय, खास गरी निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज पनि हामी मतदातामा देखिएको वितृष्णा निर्वाचन कि उम्मेद्वार प्रति भन्ने विषयमा छलफल गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो, एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FM बाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार शुक्रबार विभिन्न समसामयिक विषयमा छलफल गर्छौँ, निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्छौँ विशेष गरी। र आज चाहिँ हामीले यो मतदातामा देखिएको वितृष्णा, अब यो उम्मेद्वार प्रति हो कि निर्वाचन प्रति नै छ कि भन्ने बारेमा छलफल गर्दैछौँ। आजको विषयमा छलफल गर्न मसँग राजनीतिक विश्लेषक जैनेन्द्र जीवन हुनुहुन्छ। जैनेन्द्र जीवनज्यू, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ। नमस्कार।
3: धन्यवाद।
1: आराम हुनुहुन्छ सर? हजुर। अब अहिले हामी निर्वाचनको सङ्घारमा छौँ, अब निर्वाचन आउनलाई धेरै दिन बाँकी छैन। यो निर्वाचनकै कुराकानी गरिरहँदाखेरि चाहिँ अब जस्तो अब हामी अहिले अलिकति यो निर्वाचनका कुरा, त्यस्तै गरी मतदाताका कुरा, त्यस्तै गरी उम्मेद्वारका कुराहरू गरिरहेका छौँ र अहिले हाम्रो समाचारदेखि लिएर अन्य ठाउँमा चर्चा परिचर्चा हुने पनि यिनै विषयवस्तु रहेका छन्। म कार्यक्रमको सुरुमा चाहिँ अलिकति यो निर्वाचन आयोगलाई सर्वोच्च अदालतले चाहिँ 2070 सालमा जुन यो निर्वाचनमा ननद्दी अब नोटा अर्थात् मतपत्रमा उल्लेखित कुनै पनि दललाई म मत दिन्न भन्ने चाहिँ यो विकल्पसहितको मतपत्र छाप्ने आदेश दिएको थियो, तर त्यो आदेश चाहिँ अहिलेसम्म पनि पालना भएन, नागरिकले त्यसरी मतदान गर्न पाएनन्। किन नपाइएको होला यो सर्वोच्च अदालतले चाहिँ आदेश दिँदा दिँदै पनि त्यो व्यवस्था किन हुन सकेन, यसको पछाडिको कारण के थियो होला? यहाँबाट आज कार्यक्रम सुरु गरौँ, हामीसँग अन्य प्रश्नहरू त्यस पछाडि छन्। जैनेन्द्र जी भन्छु,
3: अब यो सर्वोच्च अदालतको निर्देशनात्मक आदेश हो, अब त्यो कुनै चाहिँ नि मौलिक हक जस्तो लागू गराउनै पर्ने ऐन कानुन मिचेको हुँदाखेरि रिट जारी हुने उत्प्रेषणको परमादेशको आदेश जारी हुने त्यस्तो होइन, निर्देशनात्मक आदेश हो। तर त्यो गर्नु पर्थ्यो, सर्वोच्च अदालतले भन्नु मात्रै भनेर मात्रै होइन कि त्यो वास्तवमा एउटा चाहिँ स्वच्छ राजनीतिको लागि त्यो गर्नै पर्ने हो, जनताले आफ्नो अप्सन त्यो पनि दिन पाउने गरी चाहिँ गर्नुपर्थ्यो। खास नभएको कारण चाहिँ के भने राजनीतिक वर्गको जसले चुनाव लड्दछ खास गरी दलहरूको राजनीतिक वर्ग जो छ उसको चाहिँ यसमा रुचि छैन, उनीहरूले चाहिँ नि यो कुरालाई अगाडि बढाउन चाहेको भए अब यसमा चाहिँ अब सर्वोच्चले भन्यो एक थरीको एउटा नागरिक समूह लागिरहेको छ भन्नेले भनाइरहेका छन्, त्यो पनि अलिकति झिनो आवाजमा भनिरहेका छन्। खास शक्तिशाली वर्गको राजनीतिक वर्गको यसमा रुचि छैन, उनीहरू गर्न चाहने पनि त्यही भएर।
1: हजुर, अब यो यसमा चाहिँ जस्तो अब कतिपय कुराहरू आवश्यकता हुँदाहुँदै पनि त्यो चिजहरू चाहिँ सम्भव नहुने अथवा त्यो कुरालाई चाहिँ जनताले उपभोग गर्न नपाउने अवस्था रहँदाखेरि त यो सिस्टम जुन कुरा गर्छौँ हामी, यो त परिवर्तन भएन नि, यथास्थानमै रह्यो नि त।
3: हो, अब यो एउटा सिस्टमको खराबीको रूपमा यसलाई लिन सकिन्छ, अब सिस्टमै खराब त होइन, सिस्टमका थुप्रै लुपहोलको अब यो एउटा अप्सन पनि राखिदिएको भएदेखि एउटा के हुन्थ्यो भनेदेखि कति जनता चाहिँ वास्तवमा चाहिँ नि नोटामा को पक्षमा भोट हालिरहेको हुन्थ्यो त्यो देखिन्थ्यो, त्यो भएपछि एउटा चाहिँ जनताको मुड पनि थाहा हुन्थ्यो, हामीले के सुधार गर्ने सिस्टममा के सुधार गर्ने पनि थाहा हुन्थ्यो। तर चाहिँ के भने त्यसो गर्दाखेरिमा सबभन्दा मैले अघि भनेको जस्तो त्यो राजनीतिक वर्गलाई किन रुचि नभएको भन्दाखेरिमा यो आफ्नो फेलियर देखिन्छ, आफ्नो अलोकप्रियता देखिन्छ, आफ्नो भोट घट्छ, आफूलाई आउने भोट घट्छ। अहिले त बाध्यताले पनि एउटा न एउटा ब्रान्डमा भोट हाल्नु परेको छ मान्छेलाई, त्यस कारणले चाहिँ भन्ने हिसाबले हो, त्यस कारणले हुनै पर्ने चिज हो, भएको राम्रो हो, अब नहुँदा पनि अब सिस्टमै यतै यति कारणले सम्पूर्ण सिस्टमै खराब छ भन्ने चाहिँ होइन।
1: अब यहाँले भनिरहँदाखेरि चाहिँ जस्तो अब यो यदि यो नोटाको सिस्टम लागू भएको भए त राजनीतिक दलहरूले आफूलाई सच्याउने मौका पनि पाउँथ्यो होला नि, होइन? अनि त्यो भएको भएपछि राजनीतिक दल आखिरी राजनीति दलहरूले नै हो यो अब हाम्रो जस्तो अब हाम्रो जस्तो सिस्टममा चाहिँ यसले काम गर्ने फङ्सन गर्ने भने चाहिँ अब त्यो नहुँदाखेरि चाहिँ अब अहिले जस्तो अब वैकल्पिक शक्ति वैकल्पिक उम्मेद्वार भन्ने खालका कुराहरू आइरहेछन् नि अहिले जसरी कुराहरू आइरहेछन् त्यो सामना गर्नु पर्दैन थियो कि
3: अब त्यो त वैकल्पिकको कुरा फेरि त्यसै पनि आउँथ्यो अघि अब किनभनेदेखि चाहिँ नि अब नोटामा भोट दिने बाहेक अरू क्यान्डिडेटैलाई भोट दिने नोटामा दिने होइन क्यान्डिडेटैलाई उम्मेदवारलाई नै दिने तर चाहिँ किन फरक खालको दलको फरक खालको उम्मेदवारलाई दिने भन्ने लहर त त्यो आउँथ्यो किनभने त्यो उम्मेदवारदेखि भएको वितृषणा चाहिँ नि खालि सबै नोटामा हाल्छु भन्ने मान्छे मात्रै छैनन् नि
1: त्यस
3: कारणले यो एउटा वैकल्पिकको ट्रेन्ड आएको यो पनि आफूमा राम्रै छ हामीले चाहिँ आफ्नो सिस्टमलाई सुधार्दै पर्फेक्सन पर्फेक्ट बनाउने हो अब अहिले केही इम्परफेक्सन छन् त्यसलाई सुधार गर्दै लाने हो अब त्यसपछि चाहिँ के भने पुरा पर्फेक्ट त कहिले पनि कुनै पनि सिस्टम हुँदैन त्यस कारणले यो यो जुन स्वतन्त्रको चाहिँ नि कुरा आएको होला नराम्रो भन्नु पर्दैन यो पनि एउटा दबाब हो कि एउटा राजनीतिक वर्गलाई सुध्रियो दलहरूलाई सुध्रियो उम्मेदवार राम्रो देऊ भन्ने एउटा चाहिँ दबाबको रूपमा हामीले लिन सक्यौँ भने ठिकै
1: अब जस्तो यो अब सरस्वती हेर्दाखेरि सिधासिधी हेर्दाखेरि चाहिँ जस्तो राजनीतिक दलले चाहिँ मतदातालाई चाहिँ यो पार्टीलाई यो व्यक्तिलाई यो चुनाव चिन्हमा भोट दिनुहोस् भनेर चाहिँ पटक पटक विभिन्न तरिकाले भन्न चाहिँ मिल्ने होइन तर जनताले मलाई चित्त बुझेन म त मत दिन्न भनेर अब सामाजिक सञ्जालमै किन नहोस् भन्न किन नपाउने भन्ने प्रश्नहरू पनि अहिले देखिन थालेका छन् के भन्नुहुन्छ यहाँ
3: होइन त्यो त सही कुरा हो जनताले म भोट दिन्न भन्ने किन नपाउने उसले पनि पाउनुपर्छ भोट दिन्न भनेको चाहिँ त्यो मैले भोट दिने खालको मान्छे भएन मैले खोजेको जस्तो उम्मेदवार भएन त्यो आऊ भनेको हो नि त त्यस कारणले त्यो लोकतन्त्रमा त्यो भन्न नपाइने भन्ने त कुरै थिएन त्यो भन्न पाउनुपर्ने कुरा हो गर्नुपर्ने कुरा हो खालि नगरिदिएका हुन् तर मेरो भनाइ के भने यति नगर्दैमा सम्पूर्ण चाहिँ नि यो चुनाव प्रणाली चाहिँ यतिकै कारणले यो दोषपूर्ण भयो भन्न चाहिँ भन्नु मिल्दैन हामीले पाँचवटा छवटा चुनाव गरिसक्यौँ एकपछि अर्को चाहिँ के भनिदिने मतदाता झन् जागरुक हुँदै आएछन् झन् परिष्कृत हुँदै आएछन् सिस्टममा खराबी घटेन होला दलहरू को पर्फर्मेन्स राम्रो भएन होला खराब भयो होला नि तर मान्छेको मान्छेमा आएको चेतना जागरुकता भोटरमा आएको चेतना जागरुकता त बढेरै गएको छ
1: पछिल्लो समय चाहिँ जस्तो यहाँले अब मूल्याङ्कन गरिरहनु भएको छ राजनीतिक विश्लेषण गरिरहनु भएको छ हेर्दाखेरि चाहिँ पछिल्लो समय नेपालका राजनीतिक दलहरूको जुन चरित्र भनौँ अथवा कल्चर भनौँ अथवा चाहिँ त्यसको सिस्टम भनौँ त्यसलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ यो कति प्रभावकारी छ कति चाहिँ परिवर्तनशील छ
3: अब यसो भयो अहिले चाहिँ उहाँहरू नेपालको दलहरू सबै सत्तामुखी भएर जानुभयो मेन कुरो अभिष्ट नै सत्ता भयो लक्ष्य नै सत्ता भयो उद्देश्य नै सत्ता भयो सत्तामा गएर म यसो गर्छु यसको लागि म सत्तामा जानुहुन्छ मेरो त उद्देश्य अर्कै हो राष्ट्र निर्माण हो देशको विकास हो आर्थिक विकास होइन त्यसपछि चाहिँ सामाजिक न्याय हो यो हो यस्ता कुराहरूलाई यस्ता लक्ष्यलाई लिएर अगाडि बढ्नुको सत्ता ती कुरा चाहिँ भन्ने कुरा मात्रै भए देखाउने कुरा मात्रै भए घोषणा पत्रमा व्यक्त गर्ने कुरा मात्रै भए बाहिर सार्वजनिक खपतको लागि गर्ने कुरा मात्रै भए मूल उद्देश्य सत्तामा जाने आफू सत्तामा टिकिरहने अर्को सत्तामा नजाओस् भन्ने हो त्यस कारणले चाहिँ के भन्यो भने उहाँहरू सबै क्रान्ति गरेर आन्दोलन गरेर आउनुभयो अनि एउटा एउटा कजको लागि आन्दोलन गरेर नेपाली काङ्ग्रेसले तिन फेर चाहिँ सात सालको क्रान्ति लगाएर तिन फेर जनआन्दोलन र क्रान्तिको नेतृत्व गरेर आएको त्यत्रो दुःख पाएको त्यत्रो जेल नेल भएको पार्टी माओवादीले पनि आफ्नै किसिमको लागि एउटा सशस्त्र विद्रोह आफ्नै मूल्य मान्यताका लागि लडेर मरेर मारेर आएको मान्छे हो एमाले त्यसै गरी चाहिँ के भनेदेखि चाहिँ नि जनताको माझमा भिजेर अन्डरग्राउन्ड काम गरेर पछि फेरि चाहिँ के भनेदेखि चाहिँ नि एउटा सङ्गठित पार्टी बनाएर एउटा उद्देश्य एउटा नाराका साथ आएको तर आउन त त्यसो गरेर आउनुभयो उहाँहरू तर पछि आएर अहिले चाहिँ बिग्रेर चाहिँ खालि सत्ता उहाँहरूको अभिष्ट भयो सत्ताकै लागि फुट्ने सत्ताकै लागि दलीय झगडा हुने दलभित्रै झगडा हुने भए हुनाले यो चाहिँ नि सबभन्दा खराब पक्ष त्यही भएको
1: अब जस्तो यहाँले भनिरहँदाखेरि चाहिँ उहाँले भन्ने एक थरी अथवा उहाँले जुन उद्देश्यले क्रान्ति गर्नुभयो जुन उद्देश्यले चाहिँ परिवर्तनको लागि चाहिँ आवाज उठाउनु भयो त्यो चिज चाहिँ अब अहिले पछिल्लो समय आएर सत्तामा अलिकति बढी केन्द्रित भइसके पछाडि उहाँहरू बढी स्वतन्त्र हुनुभएको हो कि उहाँले गरेको निर्णयलाई कसैले प्रश्न गर्ने ठाउँ नभएको हो कि त्यो भएर पो यो अवस्था सिर्जना भयो कि
3: प्रश्न गर्ने ठाउँ त किन नहुनु होइन तर के भन्यो सत्ताको बलमी त्यहीँले उहाँहरूले सबै सत्तालाई प्रधानता दिने अरू सबै कुरो गौण हुनुभयो प्रश्न गर्ने ठाउँ त जति पनि हुन्छ मिडिया यस्तो एक्टिभ छ तपाईँहरू नै मिडिया कर्मीहरू यति एक्टिभ हुनुहुन्छ यो कार्यक्रम गरिराख्नु भएको छ त्यस्तो मिडिया आफ्नो ठाउँमा चाहिँ नि एक्टिभ छ, सिभिल सोसाइटी आफ्नो ठाउँमा एक्टिभ छ, त्यसपछि चाहिँ विभिन्न दबाब समूहहरू चाहिँ आफ्नो ठाउँमा एक्टिभ छन्। अब यसले गरेर चाहिँ के भने मतदातामा पनि ठुलो जागरुकता आएको छ, मान्छेले भनिराखेका छन्, अहिले त उहाँहरूलाई फिल भएको छ नि त, मान्छे हामीलाई चोर भन्छन् भनेर ठुल्ठुलो नेताले भाषण गर्दा नि अस्ति प्रचण्डले हामीलाई चोर भन्छन् होइन भन्दाखेरि हो भनेर हुटिङ चाहिँ खानुभयो। त्यस्तै शेरबहादुर देउवाले पनि भाषण गर्दाखेरि चाहिँ हुटिङ खानुभएको छ। त्यस कारणले यो त चाहिँ नि उहाँहरूलाई स्वतन्त्रता मान्छेले के भनेदेखि उहाँहरू जनमतबाट जनताको परीक्षणबाट स्वतन्त्र चाहिँ हुनुहुन्न उहाँहरू। तर के भन्नु सत्तामुखी राजनीतिमा हरेक कुरो सत्तामुखी भयो, जसरी पनि सत्तामा जाने प्रवृत्ति उहाँहरूको भयो, पैसा मनी मसल गठबन्धन अपवित्र गठबन्धन जे गरेर हुन्छ सत्तामा जाने अरू कुरा देखाउने मात्रै हो, सबभन्दा वितृषणाको कुरो चाहिँ त्यही भयो।
1: हजुर, अब जस्तै राजनीतिक दलहरूकै कुरा गरिरहँदाखेरि चाहिँ अब राजनीतिक दल उम्मेद्वार लगायतको कुरा गरिरहँदाखेरि सिस्टमको कुरा अघि हामीले अलिकति पनि उठायौँ, यो हामीले गरेकै मात्रै राम्रो हो, हामीले जे भन्छौँ त्यो नै सबैले पत्याउँछन् त्यो नै राम्रो हो, हामी नै सर्वेसर्वा हो, हामी नै जान्ने हो भन्ने प्रवृत्ति बढी हावी भएको हो। जस्तो यहाँले अघि उठाउनु भएको थियो कुरा घोषणापत्रको, घोषणापत्र पढ्दाखेरि लाग्छ कि त्यो अब कल्पनाशीलताको पनि एकदमै अब हदसम्मको कुराहरू त्यहाँ जोडिएको हुन्छ होइन। यी सबै कुराहरूलाई हेर्दाखेरि चाहिँ अघि मैले भने जस्तो यो हामी नै सर्वेसर्वा हामी नै जान्ने भन्ने कुराले पो अप्ठ्यारो पारिरहेको छ कि जनताले त्यसलाई त अहिले राम्रोसँगले मूल्याङ्कन पनि गर्न थाले होलान्।
3: अब त्यति त होइन, सर्वे सर्वा त म भन्दिनँ किनभने उहाँहरू भोटै माग्नेहरूलाई यो शब्द गरे भएको छ, जनताको माझमा गएर कसैले चाहिँ नि उहाँ बढार दिने, कसैले बच्चा बोकिदिने, कसैले चुलोमा चाहिँ नि ग्यास चल्काउ दिने गरेका छ, सर्वे सर्वा भएको भए त जनतालाई त्यसरी पाउमोल जानु पर्दैन थियो। यो कमसेकम चुनावसम्म त जनता नै सार्वभौम, सबभन्दा जनता नै शक्तिशाली हुन्, जनता नै ब्रह्मा विष्णु महेश्वर हुन् भन्ने उहाँहरूलाई थाहा छ। र त्यस्तो त्यो जान्ने भन्ने कुरो पनि देख्दिनँ, एउटा दुईवटा नेताहरूको चाहिँ म जान्ने भन्ने घमण्ड होला, त्यो जान्ने होइन। मेन कुरो के भन्दाखेरिमा चाहिँ उहाँहरूको यो हामीले घोषणापत्रमा जुन कुरो उहाँले हुने नहुने असम्भव यो कुराहरू लेख्नु भएको छ, यो चाहिँ नि एक ऊभन्दा हामी राम्रो, ऊभन्दा हामी गर्छौँ भनेर देखाएर जनतालाई भ्रम छरेर त्यसैको आधारमा भोट पाइन्छ भन्ठानी एउटा कुरा हो त्यो। अचेल वास्तवमा घोषणापत्र धेरै पढेर मान्छेले सञ्चार माध्यमले ल्याइदिएको बाहेक, प्रसारित गरिदिएको बाहेक, मान्छे आफैले घोषणापत्र खोजेर पढेर त्यसका आधारमा मत दिने मानसिकता बनाएको चाहिँ भोटरले म देख्दिनँ। हेर्नुहोस्, अलिक त्यो कुरा हामीले स्वीकार गर्नुपर्दछ। तर चाहिँ के भनेदेखि उहाँहरूको चाहिँ यो घोषणापत्रको विषयमा पनि उहाँहरूले केहीसँग रिभ्यू गर्नु होला। त्यो घोषणापत्रमा चाहिँ नि चाहिने चाहिने कुरा लेख्ने होडबाजी चलेको चाहिँ के भनिदिनु, उसले भन्दा मैले राम्रो लेख्छु, ऊ म अलिकति एक कदम अगाडि हुन्छु चुनावमा, एउटा नारा त हामी नारै दिएर जितिन्छ, नारै दिएर दुई चार भोट फरक पर्छ भने के भयो र भनेर गरेको हो है। त्यस कारणले चाहिँ त्यो उहाँहरूको एउटा अनुत्तरदायी राजनीति हो।
1: हजुर, अब जस्तो त्यही त्यही कुरालाई जोड्दाखेरि चाहिँ जस्तो अब यो या त्यो रूपमा चाहिँ विभिन्न खालका नाराहरूको प्रतिस्पर्धा, राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदाखेरि चाहिँ मत बढ्छ भन्ने जुन उहाँहरूको दृष्टिकोण छ, त्यो दृष्टिकोणलाई चाहिँ कहिले कहीँ कतै जनताकामा गएर परीक्षण गरिएको, त्यसलाई टेस्ट गरिएको, त्यसका कारणले चाहिँ हो मत बढ्ने रहेछ भन्ने खालका त्यस्ता खालका अभ्यास हाम्रो राजनीतिक संस्कारमा छ त
3: होइन? होइन, त्यो जनतामा गएर उहाँहरूले त्यो गरेको पनि छैन। वास्तवमा अब त्यो के भनेदेखि चलिआएको कुरो, त्यो घोषणापत्र लेख्ने भनेकै चलिआएको कुरो, पहिले 48 सालले लेखाएको थियो, 51 सालले लेखाएको थियो, 56 सालले लेखाएको थियो, त्यसैको चाहिँ नि अब निरन्तरता हो यो है। अब यसको प्रभावकारिता कतिको छ भन्ने कुरो चाहिँ उहाँहरूले स्टडी गरे होला जस्तो मलाई लाग्दैन। तर भविष्यमा अहिलेको चुनावमा अहिले के छ भने, अहिले धेरै व्यावसायिक चाहिँ नि यो मूल्याङ्कन गर्ने मान्छेहरूलाई फर्महरूलाई लिएर आएर हिन्दुस्तानमा जुन प्रशान्त किशोरहरूले गरे, अब त्यत्रै ठुलो त होइन, त्यस्तो सानसानो चाहिँ नि अध्ययन गराउने, त्यो चाहिँ नि दलहरूले पनि विज्ञहरू राखेर अध्ययन गराउनु सुरु गरेका छन्, उहाँहरूलाई पनि रिपोर्ट पुग्दै होला घोषणापत्रको खास प्रभावकारिता हुनु भनेर। तर तैपनि त्यो अब अर्कोले लेख्छ नि, अब काङ्ग्रेसले चाहिँ नि नलेखे एमाले लेख्छ, एमाले नलेखे काङ्ग्रेसले लेख्छ, ऊभन्दा म किन पछि पर्ने, कुनै पनि फ्रन्टमा युद्धमा चाहिँ नि पछि पर्नु हुन्न भन्ने हिसाबले हो, त्यसको प्रभावकारिता हुन्छ भनेर होइन, लेखिदिएर के बिग्रिएर गर्ने होइन। भोलि अहिले भन्नु न, अहिले हिजो अस्ति तपाईँहरूले पनि दिएको सञ्चारको माध्यममा आएको विभिन्न घोषणापत्र, मैले त्यो सब इन्डिभिजुअल पढाए पनि छैन, हाइलाइट्सहरू हेर्दाखेरिमा कति त पुरानैको निरन्तरता कपी पेस्ट छ, किनकि पहिले भनेका कुरा र अहिले भनेका कुरा, त्यो पहिले भनेका कुरा पूर्ति भएको भए, पुरा भएको भए त अहिले त त्यो कुरा भन्नु पर्दैन थियो। त्यस कारणले त्यस्तै कुरा चाहिँ गरेर बिकाउ हुन्छ भन्नु भएको छ। त्यो चाहिँ नि त्यो त्यति हुन्छ।
1: अब यही कुरा अर्को कुरा जोड्नु पर्दाखेरि चाहिँ जस्तो अब चाहिँ आफ्नो पालामा अथवा घोषणा पत्रको कुरा गर्दाखेरि चुनावभन्दा अगाडि चाहिँ विभिन्न नाराहरू विभिन्न चाहिँ योजनाहरू चाहिँ तय गरिएका हुन्छन्, त्यही पार्टी चाहिँ पछि सत्तामा पुग्छ, तर अघि यहाँले भन्नुभएको जस्तो त्यो कारण हुँदैन त्यो अवधिमा, अनि फेरि अर्को चुनाव आउँछ अनि तिनै मुद्दा फेरि त्यही घोषणा पत्रमा फेरि त्यही यो चाहिँ प्रतिज्ञा पत्रमा वाचा पत्रमा फेरि त्यही कुरा रिपिट हुन्छ, यो नियति हामीले कहिलेसम्म भोग्नुपर्ने?
3: अब यो सुधार हुँदै जान्छ, सुधार हुँदै जान्छ। उहाँहरूले पनि अब जब यो घोषणा पत्रको धेरै नै आलोचना हुन लाग्यो, हामी त जोकर भयौँ, उही कुरा दोहोऱ्याएको छ। अब सञ्चार माध्यमहरूले नि खोतलेर 48 सालदेखिको चाहिँ अहिलेसम्मको उसलेर आएर हेर, 48 नि यो पार्टीको यही नारा थियो, 51 थियो, 56 थियो, एउटा कुरा भएको छैन, अहिले फेरि त्यही दोहोऱ्याएको छ भन्न थालेपछि चाहिँ अब अलिकति ध्यान दिएर घोषणा पत्र बनाउँदाखेरिमा अलि नयाँ अप्रोच, अलिकति अब आफूले गर्न नचाहेको कुराको लागि चाहिँ नि अलिकति चाहिँ त्यसको लागि चाहिँ के कारण के छ, त्यो मुनासिब कारण छ भने त्यो बुझाएर अब त्यो कमजोरी सुधार गर्छौँ भने आउने, यो क्रमिक रूपमा सुधार हुँदै जान्छ। अब त्यो निरपेक्ष रहेर जनताको चाहिँ नि त्यो प्रतिको धारणाबाट निरपेक्ष रहेर उही कुरो दोहोऱ्याइदिन्छ दलहरूले, त्यति त गर्दैन, हामी त्यति मूर्ख त छैन।
1: हजुर, हामी कुराकानीकै क्रममा छौँ, हामीसँग एकजना सहभागी टेलिफोनमा आइसक्नु भएको छ, उषा ढुङ्गाना अछामबाट आउनु भएको छ। उषाजी, यहाँलाई नेपाल चौतारीमा स्वागत छ।
4: हजुर नमस्कार, अनि अतिथिज्यूलाई पनि नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
4: मेरो प्रश्न चाहिँ यस प्रकार छ, नागरिकले निर्वाचनमा खेल्नुपर्ने भूमिका कस्तो हुनुपर्छ, आफ्नो भूमिका निर्वाह गर्न राजनीतिक दलहरूले कस्ता विषयहरू अङ्गालेका हुन्छन् र राजनीतिक संक्रमणकालको बेलामा मुलुकमा कस्ता चुनौतीहरू देखा पर्छन्, ती चुनौतीहरूलाई समाधान चाहिँ कसरी गर्न सकिन्छ? हस्
1: धन्यवाद। धन्यवाद उषा ढुङ्गाना हुन्थ्यो अछामबाट। हजुर जनेन्द्रजी,
3: अब राजनीतिक दलहरूको भूमिका भनेको चाहिँ के भनेदेखि अहिले के देखिएको छ भने यो खास चाहिँ अहिलेको चुनावमा एउटा ठुलो त्रुटि के देखिएको छ भने सबै मानिसले पनि चाहिँ नि यो मतदाताले पनि हामी कहाँ यो यो आफ्नो निर्वाचन क्षेत्रमा के प्रोजेक्ट ल्याउँछ, दुई चारवटा के ल्याउँछ, त्यसको आधारमा मूल्याङ्कन भएको रहेछ कि मैले यसो हेरेँ। अब त्यो मान्छेले मैले यो विषयको कानुनमा चाहिँ यस्तो संशोधन हालेको छु, यो विषयको कानुन बन्न लागेको थियो मैले रोकेँ, यो विषयको कानुन चाहिँ मैले बनाउन पहल गरेँ भनेर चाहिँ नि देशको कानुन बनाउने उसको मुख्य हो, उसको चाहिँ नि त्यो त्यहाँ गएर सरकारलाई चाहिँ नि सही बाटो दिलाउने त्यो किसिमको चाहिँ एउटा चाहिँ दबावको चाहिँ भूमिका गर्ने, माने सरकारको चाहिँ नि सरकारलाई उत्तरदायी बनाउने त्यो सांसदको कर्तव्य हो, त्यो कसैले पनि त्यो त्यो आधारमा मतदाताले पनि चाहिँ उसको गरेको मैले देखिनँ। त्यस कारणले चाहिँ के भन्ने अब यो यसलाई एउटा हाम्रो ठुलो चुनौती चाहिँ अब सबैले चुनाव जित्ने भने त बजेट अलिअलि लिएर गएर दुई चारवटा योजना छर्ने कनिका छर्ने देखाउने काम दुई चारवटा गर्ने भन्ने नै देखियो। त्यस कारणले चाहिँ के भनेदेखि अब दलहरूले चाहिँ यसलाई आफू अग्रसर भएर आफ्नो उम्मेदवारलाई चाहिँ यस विषयमा नि अलिकति प्रशिक्षित गर्नु पर्यो, मतदातालाई पनि मतदाता शिक्षा दिँदाखेरिमा निर्वाचन आयोग लगायत हरेकले सिभिल सोसाइटी समूहले तिनीहरूले चाहिँ नि यसले संसदमा गएर के भूमिका गर्यो भन्ने सोध भन्नु पर्यो जस्तो मलाई त्यहाँ लाग्छ। अब राजनीतिक संक्रमण भने त अब संक्रमण त सधैँ चलिरहन्छ, संक्रमण एक किसिमले सिद्धियो भने नि भयो, अब शान्ति प्रक्रिया टुङ्गिया छैन भनेर संक्रमण नटुङ्गियो भन्ने कुरो नि भयो। तर चाहिँ मलाई चाहिँ अहिले सबभन्दा ठुलो बहिनी उषाजीको जवाफमा के लाग्यो भने अब हामीले तिमीले दलमा उसले कमसेकम कतिवटा चाहिँ नि त्यो समितिहरूमा गएर चाहिँ दलको के अरे उसको विषयमा कानुन बनाउने विषयमा के योगदान दियो भन्ने कुरो भन्नुपर्ने स्थिति नै निम्त्याउनुपर्छ।
1: हजुर, हामीसँग अर्का सहभागी हुनुहुन्छ, तिलक अधिकारी हुनुहुन्छ चितवनबाट। तिलकजी स्वागत छ नेपाल चौतारीमा।
5: हजुर नमस्कार।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
5: हजुर अतिथिजीलाई पनि मेरो नमस्कार। मेरो प्रश्न के छ भने अब यो अहिले अब चुनाव हुन गइरहेको छ मङ्सिर 4 गते, अब यो समानुपातिक भनेको के हो, समानुपातिकमा कस्ता कस्ता व्यक्तिहरूलाई उठाइन्छ र समानुपातिकको उद्देश्य के हो, खालि सांसद भवनमा गएर हो भन्ने ठाउँमा हो भन्नुहोस् होइन भन्ने ठाउँमा होइन भन्नुहोस् मात्रै भन्ने हो कि उनीहरूको उद्देश्य अरू के हो, यसको बारेमा प्रश्न पारिदिन्छु।
1: हस् धन्यवाद प्रश्नको लागि तिलक अधिकारीजी। हजुर जैनेन्द्रजी,
3: अब यो समानुपातिक चाहिँ वास्तवमा ठिक हो अहिलेको व्यवस्थामा, किनभने प्रत्यक्ष निर्वाचितको एउटा किसिमको चाहिँ नि एउटा निर्वाचन हार हुन्छ, समाज उनीहरू कस्तो मान्छे आउँछन् भन्ने कुरो चाहिँ प्रत्यक्ष जनताले दिएको मतबाट आउनुभयो, तर त्यसो गर्दाखेरिमा के भन्छ कमजोर सीमान्तिकृत पछि परेका वर्ग विपन्न र चाहिँ नि एउटा कमजोर वर्ग चाहिँ नि नआउने भए सधैँ एकै खालको चाहिँ एउटा चाहिँ एलाइट ग्रुपको चाहिँ नि चाहिँ एउटा संसदमा प्रतिनिधित्व हुने भयो अरूको नहुने भयो भन्ने कुरा र सत्तामा सधैँ उनीहरू मात्रै जाने भए भन्ने कुराले गर्दा समानुपातिक राखेको हाम्रो अनुभवले नै राखेको हो राख्नुपर्ने बाध्यता भएर राखेको हो तर दुर्भाग्यवश के हो भने दलहरूले चाहिँ ती समानुपातिकलाई त्यही किसिमको अलिकति चाहिँ के भन्ने अब अहिले हेर्नुहोस् न दलित कतिजना छन् ल्याउनै पर्ने न्यूनतम चाहिँ सिट चाहिँ त्यो तोकेर गर्ने हगि त्यो सीमान्तिकृत पछि परेको विपन्न अल्पसंख्यक समूहको चाहिँ ल्याउनै पर्ने केही मान्छे ल्याउने तर त्यसमा पनि एउटा तरमार्ग वर्ग भन्छौँ नि हामी क्रिमी लेयर भन्छौँ नि सधैँ एउटै मान्छे के त्यो दलित मध्येको पनि सबैभन्दा तरमार्ग चाहिँ नि सधैँ एउटा सांसद बन्ने एउटा मन्त्री बन्ने र त्यहाँ नि के भन्ने उसले त्यो सम्पूर्ण दलितको न प्रतिनिधित्व गर्छ न त्यहाँ नि उसको हकितको लागि चाहिँ उसले छुट्टै एउटा चाहिँ केही गरेको देखिन्छ त्यस्तो किसिमको मान्छेहरू ल्याउने र अझ त्योभन्दा पनि नराम्रो त के भने परिवारका मान्छे ल्याउने हार्ने चुनाव प्रत्यक्ष निर्वाचनमा चाहिँ नि जित्न सक्ने सम्भावना नभएका पार्टीका ठुल्ठुला नेताहरूलाई ल्याउने अनि आफ्ना परिवारका मान्छे आफ्ना गुटका मान्छेलाई ल्याउने गरेर यसको चाहिँ अत्यधिक दुरुपयोग भएको छ यो दुरुपयोगको सम्बन्धमा चाहिँ नि एउटा राष्ट्रिय स्तरमै चाहिँ अब एउटा चाहिँ बहस भएर यसलाई कसरी सुधार गर्ने गर्नुपर्ने आवश्यकता भइसकेको
1: हजुर यहाँले भनिरहँदाखेरि चाहिँ जस्तो अब यो उनै मान्छे ल्याउने यसमा चाहिँ परिवारवादका कुरा कृपावादका कुरा लगायतका कुराहरूले गर्दाखेरि चाहिँ उही अनुहार पटक पटक दोहोरिरहने होइन प्रजातन्त्र आए पछाडिका कुरा गर्ने हो भने एउटै व्यक्ति चाहिँ पटक पटक दोहोरिरहने धेरै पटक दोहोरिरहने भएको भएर चाहिँ अब चाहिँ अब अहिले जनताले अलिक फरक तरिकाले चाहिँ आफ्ना सार्वजनिक अभिव्यक्तिहरू दिन थालेका छन् यो अवस्था चाहिँ यही कारणले भएको हो वितृष्णाको अलिकति हामी चाहिँ मतदाताको वितृष्णाको कुरा गर्छौँ आम सर्वसाधारणलाई वितृष्णा चाहिँ त्यही कारणले अगाडि भइरहेको बढिरहेको हो भन्ने कुरालाई हामीले भन्न सक्छौँ
3: यो एउटा कारण हो वितृष्णाका धेरै कारण छन् वितृष्णाका कारण सरकारमा गएर सुशासन दिन नसक्नु भ्रष्टाचार बढ्नु राजनीतिक स्थिरता नहुनु अनि सधैँ त्यो एउटाबाट फुटेर सत्ताको लागि फुटेर दलहरू फुटेर दलहरूको चाहिँ एलाइनमेन्ट छुट्टा छुट्टै चाहिँ नि गठबन्धनहरू बन्नु झगडा गर्नु आपसमा चाहिँ नि झगडा गर्नु राष्ट्र निर्माणको भन्दा दलको गुटको व्यक्तिको परिवारको नेताको व्यक्ति परिवारको चिन्ता बढी लिनु यी धेरै कुरा छन् तर यो समानुपातिकको दुरुपयोग पनि एउटा त्यस्तै चाहिँ एउटा चाहिँ के भने कुप्रवृत्ति हो जुन जसले वितृष्णा जगाएको छ अहिले चाहिँ नि राजनीतिप्रति त्यसमा यसको पनि एउटा केही योगदान छ यो मात्रै होइन
1: त्यही भएर पछिल्लो समय चाहिँ जस्तो नोट नो नट अगेन अथवा
3: अझ चाहिँ नि अझ अघि मैले भन्न छुटेको छ अझ अहिले त बिक्री पनि भएको छ तपाईँले समानुपातिक हेर्नुभयो भने चाहिँ नि त्यो समानुपातिकमा आउनुपर्ने नभइकन एकदम धनाढ्य मानिसहरू चाहिँ व्यापारिक घराना समूहका मान्छेलाई चाहिँ नि दलहरूले प्रमुख दलहरूले बिक्री पनि गरेका छन् त्यो थुप्रो पैसा चाहिँ लिएर चाहिँ के भन्नु चाहिँ चन्दा लिएर डोनेसन लिएर त्यसका मान्छेलाई चाहिँ नि अब हुन्छ नि एउटा चाहिँ धनाढ्य भए चाहिँ के हुन्छ पैसा छ तर सामाजिक प्रतिष्ठा पनि चाहियो राजनैतिक पहुँच पनि चाहियो राजनैतिक शक्ति पनि चाहियो भनेर चाहिँ त्यस्ता मान्छेलाई चाहिँ समानुपातिकमा ल्याउनु पनि गरेको छ विकृतिको त कुरा गरेर साध्य छ
1: हामी यसमा थप चर्चा गर्छौँ हामीसँग अनमोल खत्री हुनुहुन्छ बागलुङबाट अनमोलजी स्वागत छ यहाँलाई नेपाल चौतारीमा
6: हजुर नमस्कार
1: हजुर तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्
6: हाम्रो अतिथिजीलाई पनि नमस्कार
3: नमस्कार
6: मेरो प्रश्न के छ भन्दा यो जुन अहिले दलहरूले जुन अहिले गठबन्धनहरू गरिरहेको छन् यसले गर्दा पनि जनतामा ऊ जनतामा यो जुन अब गठबन्धन गरेर जाँदा र जानु र एक्लै जानुमा त धेरै फरक छ र यो जुन जनताले लोकतन्त्रको सुन्दर पक्ष यो निर्वाचन पनि हो र यो निर्वाचनबाट जनताले आफ्नो आफूलाई मन परेको राजनीतिक दल र उम्मेद्वारलाई मतदान गर्न पाउने एउटा जनताको एउटा अधिकार पनि हो र त्यो त्यसमा जनताले एउटा गठबन्धन गरेर गठबन्धन गर्नुमा गरेर जानुमा र नजाने नगरेर जानुमा त कहिले कतिको जाज लाग्छ गठबन्धन ठिक हो या होइन यो गठबन्धनको के औचित्य छ यसको बारेमा यसको प्रश्न पारिदिनुहोस्
1: हस् धन्यवाद अनमोल खत्री हुनुहुन्थ्यो बागलुङबाट
3: हजुर हजुर अनमोलजी अब यसमा चाहिँ के भनेदेखि गठबन्धन चाहिँ अब यो परिस्थितिको बाध्यता हो अहिले अब त यो प्रत्यक्ष अहिले यो समानुपातिकपट्टि 40% चाहिँ सिट ल्याउने कारणले त्यो त्यसबाट चाहिँ गर्दाखेरि के हुँदो रहेछ भने प्रत्यक्ष जस्तो सबैको प्रत्यक्ष निर्वाचनमा प्रणाली मात्रै भएको जस्तो चाहिँ पूर्ण बहुमत एउटा दलको आउनु लगभग असम्भव हुँदो रहेछ. अब असम्भवै त भन्दिनँ, तर अहिलेको स्थिति हेर्दा पनि नेपालमा अब त्यो धेरै वर्षसम्म अबको चुनावमा त्यो आउँदैन. अब त्यसले गर्दाखेरिमा विभिन्न एउटा मात्रै प्रमुख दल, दुईटा प्रमुख दल एमाले र काङ्ग्रेसले आफ्नो मतका आधारमा बनाउन नसक्ने भएपछि अरू विभिन्न दलको गठबन्धन गर्नु खोज्नु स्वाभाविकै हो. त्यसपछि चाहिँ के भनेदेखि चाहिँ एउटा त्यो परिस्थितिको बाध्यता हो, संविधानले सिर्जना गराएको, परिस्थितिले सिर्जना गराएको, समयले सिर्जना गराएको बाध्यता हो, त्यो छ. भविष्यको बाध्यता हो त्यो, भोलि चुनाव भएपछि पनि त स्थिर सरकार त दिनु पर्यो सकभर त, एउटा त्यो बाध्यता हो. एउटा चाहिँ हिजोको कारणले गठबन्धन भएको, हिजो चाहिँ जसरी चाहिँ नेकपा एमालेको सरकार हुँदाखेरिमा अब त्यो तत्कालीन प्रधानमन्त्री के अरे केपी शर्मा ओलीको चाहिँ एउटा अत्यन्त स्वेच्छाचारी र असंवैधानिक कदमहरू, संसद नै दुई पटक विघटन गर्ने, आफ्नो राजनीतिक स्वार्थ, आफ्नो सत्ता स्वार्थको लागि गर्ने उहाँले गर्नुभयो र त्यसको विषयमा आफ्नै विषय आफ्नै पार्टीभित्र पनि धेरै विरोध भयो, आफ्नो पार्टीलाई मिलाएर लान सक्नु भएन र आफ्नो पार्टीका पनि अरू नेताहरूको पनि महत्वाकांक्षा पनि त्यसमा दोषी छ. ओलीजी मात्र दोषी हुनुहुन्न, अरू नेताहरूले पनि पावर सेयरिङ खोजे जुन उहाँले दिन चाहनु भएन, त्यो आफ्नो पार्टीलाई त्यो अर्डरमा राख्न नसकेको, आफ्नो घर झगडा मिलाउन नसकेको कारणले पनि बनेको हो. र त्यसपछि नेपाली काङ्ग्रेस चाहिँ जुन आयो त्यो चाहिँ बसिरहेको थियो त प्रतिपक्ष भनेर, उसलाई चाहिँ यसरी म सत्तामा आउँछु भन्ने छैन किन, कमसेकम यो निर्वाचन अवधि भएको भरि, तर उसलाई चाहिँ नि ल्यायो अब सत्ता भनेपछि किन छोड्ने, शेरबहादुर पनि त फेरि सत्ताको चाहिँ त्यत्तिकै सत्ता पिपासु नै मान्छे हुनुहुन्छ, त्यस कारणले उहाँलाई चाहिँ चिठा पर्यो. यसरी चाहिँ के भने एउटा परिस्थितिले, हिजोको परिस्थितिले पनि र भोलिको परिस्थिति कस्तो आउँछ भन्नेले पनि यो बाध्य गराएको चिज हो. अब यो गठबन्धनको राम्रो पक्ष पनि छ, हेर्नुहोस् म नराम्रो पक्ष मात्र भन्दिनँ, नराम्रो पक्ष चाहिँ के छ भन्नुहुन्छ भनेदेखि विभिन्न यो चाहिँ यो सिद्धान्त विचार एउटा स्पेस एउटा पोलिटिकल स्पेस हुन्छ नि, राजनीतिक स्थान र त्यसको पहिचान पृष्ठभूमि केही पनि नमिल्ने स्ट्रक्चर
1: दुर्वै नमिल्ने दुर्वै नमिल्ने दुईटा पार्टी
3: केही पनि नमिल्ने दलहरूको सिद्धान्त गठबन्धन कति चाहिँ टिकाउ होला, यो भोलि टिम वर्क भएर यसले कतिको सरकार बनाउन सक्ला, के त्यस कारण कमन मिनिमम प्रोग्राममा न्यूनतम साझा कार्यक्रममा नीतिमा उद्देश्यमा कार्यक्रममा विचारमा एक भएको दलहरूको भइदिए ठिक हुन्थ्यो. त्यस्तो नभइकन यो विभिन्न किसिमको चाहिने दलहरूको भएको हुनाले विपरीत ध्रुवका दलहरूको चाहिने गठबन्धन भएको हुनाले यसको टिकाउ हुने लक्षण देख्दैन. र अर्कोतिर गठबन्धनकै विरोधमा छु म भनेर गठबन्धन संस्कृतिकै विरोधमा रहेको केपी ओलीज्यूले पनि अन्त्यमा गएर गठबन्धन नभने तापनि तालमेल भने तापनि जुन व्यापक किसिमको जसपासँग र राप्रपासँग व्यापक किसिमको तालमेल गर्नुभएको छ त्यो बेमेल तालमेल नै हो. त्यसमा चाहिँ उहाँहरूको एजेन्डा मिलेको देखिँदैन. अब एजेन्डा मिलाउँदै लानुहुन्छ कि थाहा छैन, त्यो पनि गाह्रै छ. त्यसको त्यो त्यो एजेन्डा मिलाउँदै लानलाई एउटा कोर्स एउटा भनिएको छ, एक्टरले दक्षिणपन्थी कोर्समा गएको छ, त्यो गर्नलाई पनि नेकपा एमालेभित्र पनि मात्रै के हुनु पर्यो, राप्रपाभित्र पनि हुनु पर्यो. जसपाको त एउटा क्षेत्रीय पार्टी उसको एजेन्डा नै फरक छ, कसरी यो तालमेल समन्वय हुन्छ भन्न सकिँदैन. त्यस कारणले एउटा त यो बिएमएलको गठबन्धन भएको हुनाले त्यति राम्रो भएन गठबन्धन बाध्यता भए पनि. अब अर्को चाहिँ के भनेदेखि चाहिँ जुन तपाईँले भन्नुभयो यो गठबन्धनका कारण आफूले स्वतन्त्र मत दिन मान्छेले पाएनन् मतदाताले, म एउटा पार्टीलाई दिन चाहन्छु, म एक किसिम उम्मेदवारलाई दिन चाहन्छु, तर त्यो उम्मेदवारै छैन, त्यो पार्टीको त्यहाँ उम्मेदवारै छैन, मैले दिन नचाहेको दलको उम्मेदवार छ जोसँग गठबन्धन गर्ने र मैले दिन चाहेको दल त्यहाँ आएकै छैन भन्दाखेरिमा त्यो एउटा चाहिँ नि मतदाताको चाहिँ नि एउटा एक किसिमको चाहिँ नि अधिकार हरण भएको छ र त्यसले पनि भोलि व्यापक चाहिँ के भन्दाखेरि असन्तुष्टि जन्माएर गठबन्धन असफल हुने अथवा चाहिँ गठबन्धनलाई स्थानीय मतदाता स्थानीय कार्यकर्ताको सहयोग नहुने भएर गठबन्धनमा चाहिँ नि केही असफल पुर्याउने हो कि भन्ने शङ्का उब्जिएको देखिन्छ. त्यो आफ्नो ठाउँमा त्यो छँदैछ त्यो. त्यस कारणले यसको राम्रो नराम्रो पक्ष, अब राम्रो पक्ष चाहिँ म के देख्छु भने सबैले आलोचना मात्र गरिरहेको छ हेर्नुहोस् गठबन्धनमा, म चाहिँ आलोचना नै गरेँ अघि मैले, तर म चाहिँ एउटा राम्रो पक्ष के देख्छु भने मैले मेरो आर्टिकल पनि आउँदै थिएँ एक दुई दिनमा यही विषयमा एउटा राष्ट्रिय दैनिकमा. अब त्यो के भन्दाखेरिमा यो नेपालको हाम्रो दुर्भाग्य नै यो 47 सालमा प्रजातन्त्र आदि के भने दुईटा प्रमुख दल काङ्ग्रेस र एमालेको एकको एकले अर्कोलाई सिद्ध्याउने एकले अर्कोलाई
1: अस्तित्व स्वीकार नगर्ने
3: अस्तित्व जिरो सम मेन्टालिटी हुन्छ नि, एउटा अर्काको अवसानमा मात्रै मेरो उन्नति छ मेरो अस्तित्व छ भनेर देख्ने त्यसले गर्दाखेरिमा हरेक क्षेत्रमा चाहिँ नि एउटा पार्टीकरण राजनीतिकरण गरेर खडा गर्ने यो देखिएको थियो। कथित सिद्धान्त कथित वादका आधारमा पनि दलहरू टुक्रा टुक्रा भएका थिए। अब यसकारणले चाहिँ के भनेदेखि एकले अर्कालाई शत्रु घोषित गरेका थिए, खास गरी कम्युनिस्टहरूले अरू दललाई बुर्जुवा दल भनेर शत्रु घोषित गर्छन्। आज हेर्नुहोस् त त्यही शत्रु घोषित गरेर दलसँग
1: गठबन्धनमा अहिले गइरहेको,
3: हिजोको आफ्नो मित्र शक्ति आफ्नै पार्टीसँग लडिरहेको। त्यस कारणले त्यो के भन्दा त्यो जुन नेपालको राजनीतिमा जुन राजनीतिक विभाजन तिक्तताको स्थिति थियो त्यो जेरोसम गेम जुन खेलिएको थियो र त्यो नै हाम्रो राष्ट्रिय समस्या थियो धेरै वर्षसम्म देशमा। अहिले चाहिँ नि यो गठबन्धनले गरेर गठबन्धनको संस्कृति गरेर त्यसमा सुधार आएको छ। एकले अर्कोलाई बुझ्ने, एकले अर्कोसँग सहकार्य गर्ने, संवाद गर्ने एउटा उसुर भएको छ। अब यसलाई चाहिँ के भने भोलि यो गठबन्धनकै कारणबाट गठबन्धनकै संक्रमणबाट भोलि मुद्दामा आधारित राजनीति गर्ने, वादमा विचारमा एकअर्काको अवसानमा होइन कि एकअर्काकोसँग विपरीत विचारको आधारमा होइन कि मुद्दाको आधारमा कार्यक्रमको आधारमा एलाइनमेन्टहरू बन्ने सरकार बन्ने सरकार टुक्रिने भयो भने त्यो त एउटा राम्रै हो। त्यस कारणले भविष्यमा त्यसो हुन्छ कि आशु गरौँ।
1: हजुर हामीसँग दुईजना सहभागी टेलिफोनमा हुनुहुन्छ, बलराम बरमराज कामी हुनुहुन्छ जुम्लाबाट। हजुर बरमजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
7: धन्यवाद अतिथिज्यूलाई पनि नमस्कार।
1: हजुर यहाँको प्रश्न विचार के छ राखिदिनुहोस्।
7: यो मैले दुईटा प्रश्न राख्न खोजिरहेको छु अतिथिज्यूसँग।
1: हजुर छोटोमा राखौँ।
7: नेपालको राजनीति परिवेशमा चुनावको समयमा आचार संहिता मिचेर चुनाव प्रस्थान गर्छन् दलहरूले, कारवाही हुँदैन किन? र समानुपातिकमा विपन्न सीमान्तकृत समुदाय पर्नुपर्ने हो तर पैसौवाल मात्रै सिफारिस हुन्छन्, विपन्न समुदाय नेतृत्वमा पुग्दैनन् किन? विपन्न समुदाय के भोट बैङ्कको रूपमा मात्रै प्रयोग हुने हुन्छ निर्वाचनमा?
1: हस् धन्यवाद प्रश्नको लागि। अर्को एकजना सहभागीको पनि म प्रश्न लिन्छु, निशान थापा हुनुहुन्छ दैलेखबाट। निशानजी स्वागत छ यहाँलाई नेपाल चौतारीमा।
8: नमस्कार आजको अतिथिलाई पनि नमस्कार।
1: हजुर तपाईँको प्रश्न के छ राखिदिनुहोस्।
8: मेरो प्रश्न चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ मतदाताहरू चाहिँ मतदान गर्न जान पनि नरुचाउने उम्मेदवार भएका व्यक्तिहरूले उनका पहुँचका व्यक्तिहरूलाई उनीहरूले जबरजस्ती गरेर भोट हाल्न लिने गर्छन्। मतदाताहरू मैले सोचाइ के छ भन्दाखेरि चाहिँ उनीहरू जुन उठे पनि जसलाई जिताए पनि जसले पनि विकास गर्दैन बरु भोटै किन हाल्नु भनेर उनीहरूको सोचाइ भयो। भोटै हाल्न नजाँदा पनि के फरक पर्छ भनेर मतदाताहरूको पनि सोचाइ भइरहेको छ, यो चाहिँ किन होला भन्ने रहेको छ।
1: हस् धन्यवाद। निशान थापा हुनुहुन्थ्यो दैलेखबाट। हजुर जैनेन्द्रजी दुईजनालाई प्रश्न राख्नुभयो।
3: हस् अब पहिले बरमजीको प्रश्नमा जाउँ हगि। आचार संहिताको कुरो चाहिँ अब अहिले अलिकति सक्रियता देखाएको छ निर्वाचन आयोगले, त्यस कारणले चाहिँ अब त्यो आचार संहिताको लागि गरेको चाहिँ ठिकै छ। तर निर्वाचन आयोगको काम एउटा के पनि हो भनेदेखि हामीले के बुझिदिनुपर्छ भने उम्मेदवारहरूले अब 100% पर्फेक्ट त हेर्नुहोस् कोही पनि हुँदैन। त्यसमा एक एक सानोतिनो आचार संहिता पनि पालना गरेको त सायद कसैले पनि छैन होला तपाईँको जुलुस निकाल्नेदेखि हरेक कुरा। तर निर्वाचन आयोगको काम चिन्हेर सबैलाई बदर गर्दै हिँड्यो भने भोलि त एउटा पनि उम्मेदवार मैदानमा हुन्छ चुनाव पनि। त्यस कारण उसको उद्देश्य भनेको चुनाव गराउने हो, चुनाव सफलतापूर्वक सम्पन्न गराउने। ठुलो स्केलको धाँधली चाहिँ हुन दिनु भएन, ठुलो स्केलको आचार संहिता ठुलो परिमाणको चाहिँ हुन दिनु भएन, गम्भीर परिमाणको हुन दिनु भएन। तर अब सानसानो कुरामा चाहिँ सचेत गराउने, एउटा स्पष्टीकरण सोध्ने गरेर उनीहरूलाई पनि त्यसमा चाहिँ अलिकति चनाखो बनाइराख्ने, सचेत गराइराख्ने, सतर्क गराइराख्ने गर्दा ठिकै हुन्छ जस्तो मेरो चाहिँ व्यक्तिको त्यो छ। त्यसमा अहिले त सक्रियता पनि बढाएको देखिन्छ। अब अर्को चाहिँ के भन्दैन, अब फेरि अर्कोतिर के छ भने त्यो सक्रियताका आधारमा कसैलाई काखै काखा पाखा गरिरहेको छ कि भन्ने चार पनि आउँछ। त्यसबाट अलिक मुक्त भएर उसले चाहिँ आफ्नो सक्रियता बढाए पनि राम्रै हुन्छ। अर्को चाहिँ समानुपातिको बरमराजीले सोधेको मलाई चाहिँ त्यो विषयमा अघि अरूको प्रश्नकर्ताको विषयमा जवाफ दिँदा पनि धेरै कुरा गइसकेको छ। समानुपातिक बाध्यता हो गर्नुपर्ने र त्यो किनभनेदेखि अल्पसङ्ख्यक सीमान्तकृत समुदाय गरिब विपन्न समुदायलाई चाहिँ उनीहरूको प्रतिनिधित्व होस् संसदमा भन्ने, उनीहरूको पहुँच बढोस् भन्ने, उनीहरूको चाहिँ सशक्तिकरण होस् भन्ने कारणले गरे हो। तर त्यसको चाहिँ त्यसैका त्यस्तै समुदायको मान्छे ल्याउँदा पनि त्यो चाहिँ नि इलाइट ग्रुप सधैँका एक थरी सधैँ एउटै परिवार एउटै मान्छे एउटै अनुहारलाई ल्याउने त्यो चाहिँ त्यसै मध्येको पनि एउटा तर्मारा वर्गले मात्रै मोज गर्ने एउटा त्यो देखियो भनेदेखि अब अहिले त साहु महाजनलाई बिक्री गर्नेदेखि नै र परा आफ्नो परिवार आफ्नो गुट आफ्नो दलको मान्छेको चाहिँ जस्तै ल्याउनै नपर्ने चुनाव हार्ने बुढाखाडालाई यतातिर ल्याएर विश्राम गराउने, संसदमा चाहिँ आउनुपर्ने, चुनाव लड्न नसक्ने त्यस्ता किसिमका नेताले ल्याउनु पर्नेदेखि यो विकृतिमा तपाईँ हामी सबै मिलेर चनाखो बनाइरहनुपर्छ। जहाँ चाहिँ निशान थापाको कुरा छ, मतदाताहरू मत दिनै जान चाहन्छन्, किन भोट हाल्ने भन्छन्, किनभने
1: गति भोट हाले पनि के फरक पर्छ र विकासका कुरा हुन्छन्, विकासै हुँदैन भने जस्तो नेता पनि हामीले पाउँदैनौँ। पटक पटक एउटै अनुहार दोहोरिरहन्छन्, पुराना अनुहार दोहोरिरहन्छन् भन्ने कुराहरू पनि जोडिन्छन् अहिले यही प्रश्नसँगै जोड्दाखेरि।
3: अहिलेको मुख्य समस्या नै अहिले त्यही हो। अब अहिले चाहिँ के भनेदेखि मान्छेहरू चाहिँ नि ती अनुहारलाई धेरैचोटि पटक पटक हेरे तर उनीहरूको कार्यशैली परिवर्तन भएन, उनीहरूको कार्य सम्पादन राम्रो देखिएन, उनीहरूले जनहितमा देशहितमा काम गरेको देखिएन, केही केहीले आफ्नो कन्स्टिट्युएन्सी आफ्नो निर्वाचन क्षेत्रहरूमा योजनाहरू लगाएर कन्स्टिट्युएन्सी नरिसिङ भन्छ नि त्यसलाई आफ्नो निर्वाचन क्षेत्रमा अलि सिँचाइ गर्ने अलिकति केही उमार्ने त्यो भोटको लागि त्यो गरेका होलान्, र त्यसैलाई विकास मान्ने हो भने बेग्लै कुरो होइन भने देशहितको लागि पछिसम्म हेरेर ठुलो राष्ट्रिय परिवेशमा काम राम्रो काम गर्ने कहिले उम्मेदवारी त गर्ने कुरै भएन। दलहरूले उम्मेदवारहरूको सङ्गठन भएको दलहरूले सरकार दलको सरकारले पनि गरेको छैन, त्यस कारणले जनतामा व्यापक वितृष्णा छ, त्यो कुरोलाई चाहिँ अब सम्बोधन गर्दै नै हुनुपर्छ।
1: हजुर, हामीसँग अर्का सहभागी हुनुहुन्छ अन्तिम सहभागी आजको कार्यक्रमको लागि, सुरेश चुनारा हुनुहुन्छ बैतडीबाट। सुरेशजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
9: हजुर नमस्ते। हजुर म लिनु अनि अतिथिलाई पनि नमस्ते। मेरो प्रश्न के छ भन्दाखेरि होइन नेपालको राजनीतिक दलका नेताहरूले होइन स्वतन्त्र भएर अब जनताहरूको लागि केही हित हुनुको लागि काम गर्नु भन्दा नि आफ्नो पैसामा बिक्ने गर्छन् त किन बिग्छन् र जनताहरू र स्वतन्त्र भएर आफ्नो मत प्रदान र मत पत्रिकाहरूमा होइन आफूले स्वतन्त्र पैसाको लाभ लोटमा नलागेछन् आफूले आफ्नो ध्यानपूर्वक किन मत मतदान गर्दैनन् भन्न चाहन्छु है। हस् थ्याङ्क यू।
1: हस् धन्यवाद।
3: स्वतन्त्र के अरे उहाँको के थियो अरे आनन्दले स्वतन्त्रले अलिअलि मैनेस पाइनु स्वतन्त्र
1: राजनीतिक दलको कुरा गरिरहनु भएको थियो उहाँले, स्वतन्त्र भएर जनताले किन भोट हाल्न पाउँदैनन् भन्ने आशयको उहाँको प्रश्न थियो।
3: ए त्यही होला अघि मैले भने नि त्यो राजनीतिक दललाई फलानु राजनीतिक दललाई हाल्छु फलानु उम्मेद्वारलाई हाल्छु भन्ने को सधैँ अलिक गठबन्धनको कारणले त्यो आफूले रोजेको राजनीतिक दलको उम्मेदवारै त्यहाँ नहुने एउटा स्थिति नै गठबन्धनको अलिकति चाहिँ मतदाताको अधिकार केही न केही यसले घोषित गरेकै हो। अब जसले जे भने पनि हामी कहाँ एउटा ब्रान्डिङ त छँदैछ, काङ्ग्रेस एमाले भन्ने माओवादी राप्रपा भन्ने पुरानो ठुलो दलहरूको क्षेत्रीय दलहरूमा मधेस केन्द्रित दलहरूको त्यो ब्रान्डिङ त छँदैछ र उनीहरूको गठबन्धनका कारणले त्यो जुन उम्मेदवारले त्यहाँ दिन चाहेको उसले हाल्न पाउने किसिमको दलको त्यहाँ उम्मेदवारै नभयो भने एउटा त्यो छ। अर्को चाहिँ स्वतन्त्रको हकमा चाहिँ के भने यदि स्वतन्त्र लक्षित प्रश्न हो भने अब स्वतन्त्रहरू अस्ति स्थानीय चुनावमा दुई तिन ठाउँमा खास गरी तिन ठाउँमा काठमाडौँ धरान्ध्र चाहिँ के भनेदेखि उसमा
1: धनगढीमा
3: अब उहाँहरूको काम पनि अहिलेसम्म ठिकै देखिएको छ, कहिलेकाहीँ अलिकति अनुभवहीन अलिकति अलिअलि देखिन्छ तर राम्रै छ। तर चाहिँ के भनेदेखि अब यो त्यो छुट्टै पाटो भयो। अहिले स्थानीय निर्वाचन भनेको चाहिँ दल बेगरै लड्नु राम्रो हुने कुरा हो, त्यतातिर नजा अलिकति विषयान्तर हुन्छ। तर चाहिँ के भनेदेखि उहाँहरू स्वतन्त्र आएको ठिक छ तर चाहिँ अब यो संसदमा चाहिँ के छैन, स्वतन्त्र आउनु त राम्रो हो, आएको दुई चारजना राम्रो हो, किनभनेदेखि संसदको हामीले के उद्देश्य बुझ्नु पर्यो भने त्यहाँ त सरकार बनाउने सरकार ढाल्ने ऐन कानुन बनाउने राष्ट्रिय समस्याहरूमा राष्ट्रिय नीतिहरूमा परराष्ट्र नीति विदेश नीति रक्षा नीति सुरक्षा नीति बनाउने ठाउँ हो त्यो। त्यसको भूमिका चाहिँ स्थानीय निकायको भनेको त स्थानीय विकास निर्माणका काम गर्ने हो, स्थानीय डेली जनतालाई डेलिभरी दिने हो स्थानीयको, त्यसमा त्यो फरक छ। अब स्वतन्त्र चाहिँ जुन अहिले आइराखेको छ त्यो चाहिँ नि संसदमा आउँदा के राम्रो हुन्छ भने एउटा राम्रो स्वतन्त्र साँच्चीकै स्वतन्त्र मान्छे आयो भने भोलि त्यसले दलको हिप लाग्दैन, उसले राष्ट्रका समस्याहरूमा निर्भीक भएर आफ्नो कुरा चाहिँ सदन समक्ष राख्नु गर्छ, उसले एउटा ठुलो दबाव समूहको काम गर्छ जुन अरू दलले गर्दैनन्। अरू दलले किन गर्दैन भने उनीहरूलाई दलको हिप लाग्छ, दलको एजेन्डा भन्दा बाहिर गएर बोल्दैनन्। तर स्वतन्त्रले गएर त्यहाँ एउटा सशक्त रूपले त्यहाँ राष्ट्रको एजेन्डा राष्ट्रको एउटा विवेक राष्ट्रको कन्साइन्सलाई उनीहरूले बाणी दिए बोले भनेदेखि त्यो राम्रो हुन्छ। त्यस्तो दुई चारजना आयो भने सदन चाहिँ एउटा चाहिँ एकदम सदनको गरिमा नै बढ्छ। त्यो हिसाबले जनताको प्रतिनिधि जनताको सिभिल सोसाइटीको प्रतिनिधि जनताको देशको विवेकको चाहिँ नि आवाज भएर आयो राम्रो हो, अरूले गर्न सकेका उनीहरूले गर्छन्। तर उनीहरू नै आएर सत्ता सत्ता टिकाउने सत्ता बनाउने उनीहरूले चाहिने सरकार बनाउने भन्ने त्यो केही सङ्ख्यामा आएको स्वतन्त्रता हुँदैन, त्यो किसिमको डेलिभरी चाहिँ उनीहरूबाट चाहिँ हामीले एक्सपेक्ट गर्नु नि हुँदैन र त्यो सम्भव कुरो पनि होइन नि। धेरै मान्छेमा अहिले भ्रम के छ भने स्वतन्त्र आयो भने राम्रो हुन्छ भने एकजना स्वतन्त्र, दुईजना, तिनजना, चारजना, पाँचजना, दसजना गरेर के भएको, फेरि स्वतन्त्र भनेर त एउटा ब्लक भएर त्यो आफै दल जस्तो भएर सरकार गिराउने र बनाउनेमा लाग्नु भएन। त्यहाँ त दसवटाले त दस किसिमको ओपिनियन दिइरहेको हुन्छन् जसले भए पनि जनताको आवाज बोलिरहेको हुन्छन्। त्यस कारण स्वतन्त्रको चाहिँ आवश्यकता पनि छ, अपरिहार्यता पनि छ, तर सीमा पनि छ, सीमितता पनि छ।
1: अब जस्तो अब यो अहिले राजनीतिक दलहरूमा चाहिँ पछिल्लो समय चाहिँ हुन्छ नि अब जनतामा पनि अब यो अहिले चर्चा हुने गरेको चाहिँ राजनीतिक दलमा चाहिँ अब युवा नेतृत्व हुनुपर्छ, युवावर्गको चाहिँ युवावर्गले नेतृत्व लिनुपर्छ, पुराना र चाहिँ अब वृद्ध भनेर भनिएको चाहिँ उम्मेद्वारहरू चाहिँ अब दोहोरिनु हुँदैन भन्ने कुरा आइरहेछ। सबै पार्टीमा चाहिँ युवा मात्रै भयो भने, युवाले मात्रै चाहिँ पार्टी हाँके भने चाहिँ हामीले सोचे जस्तो राजनीतिक संस्कार बन्छ भन्ने प्रश्न पनि छ अहिले।
3: यसो युवा हुँदैमा आफैमा त्यो हुने त होइन, तर युवा चाहिँ किन उनीहरू चाहिँ बेटर हुन्छन् वृद्ध नेताहरू भनेर भन्दाखेरि, एउटा वृद्ध भएर 30-40 वर्ष सत्तामा बसेको मान्छेले हिजो 30 वर्षमा गर्न सकेको र भोलि के गर्ला भन्ने त्यो प्रश्न आफ्नो ठाउँमा छँदैछ नि। मान्छेले 70 वर्ष उमेर आफ्नो बानी, कार्यशैली, बुद्धि परिवर्तन गर्न सक्छ र सक्दैन, त्यस कारणले उहाँहरूलाई मौका दिएर फेरि हिजोको 30 वर्ष जस्तै त्यहाँदेखि फेरि नदोहोरियोस् भन्नु त्यो ठिक हो। त्यस कारणले पुस्तान्तरण हुनैपर्छ। अब उहाँहरूको शारीरिक अब भन्नुहोस् न एउटा शेरबहादुरजीकै अब पाँचचोटि छचोटि प्रधानमन्त्री हुने उसमा हुनुहुन्छ, तर उहाँले हेर्नुहोस् त थकित देखिनुहुन्छ हिँडेको पनि। अब त्यो शरीरले पनि साथ दिँदैन मान्छेलाई, अनि त्यसपछि नयाँ कुरो उसले सिक्ने भन्ने त्यो वृद्धावस्थामा हुँदैन। नयाँ जाँदाखेरि पनि के हुन्छ भने आजको युवाको, आजको पुस्ताको उसले कृतित्व गर्छ, नयाँ कुरो ग्रहण गर्छ, नयाँ कुरो सिक्छ, नयाँ कुरो देखेको हुन्छ, नयाँ ढङ्गले सोध्छ, नयाँ ढङ्गले एनालिसिस गर्छ, उसमा ऊर्जा हुन्छ, उसमा सक्रियता हुन्छ, होइन। त्यस कारणले चाहिँ त्यस्तो मान्छे भन्नु न काङ्ग्रेसै भित्रको अहिले हामी शेरबहादुरको नाम लिएँ, त्यस्तै गगन र विश्वप्रकाश हेर्नुहोस् त उनीहरूको सर्वथा फरक पाउनुहुन्न तपाईँले। त्यस कारण त्यो हुनै पर्ने हो। अब त दुर्भाग्य के छ भन्दा होइन, त्यही शेरबहादुर पार्टीभित्र बलियो हुनुहुन्छ, सरकारको रूपमा कति उहाँ कार्य सम्पादनमा सहज सक्षम हुनुहुन्छ त्यो हामीले देखेकै कुरा हो। अब जति चाहिँ बाहिर अनपपुलर भए तापनि, जति पुरानै ढर्राको सरकार चलाए तापनि पार्टीभित्र त उहीँ बलियो हुनुहुँदो रहेछ। शेखर कोइरालाहरूको समूहले पनि त्यसलाई केही गर्न सकेन भन्दाखेरिमा
1: अरू पार्टीमा पनि त्यही छ संस्कृति।
3: अरे अब त्यो त काङ्ग्रेसको त अझ लुज अझ धेरै आन्तरिक लोकतन्त्र छ भन्नुहोस् न, त्यहाँ बोल्ने वातावरण उदार पार्टी भए हुनाले सबै कुरो छ। अब शेरबहादुरको अगेन्स्टमा उम्मेदवारी नै दिन्छु भन्दा पनि गगनलाई केही भएको छैन, अझ उनी झन्झन चाहिने सक्रिय सशक्त हुँदै आइरहेका देखिन्छ।
1: हजुर जयन्त, हामी कार्यक्रमको अन्तिममा छौँ, जस्तो यहाँलाई म एकदम छोटोमा

0: व्यापक नैराश्यले विकृषण छ, तर यो कुरो दलहरूले पनि यसपालि धेरै रियलाइज गरेका छन्। आगामी दिनमा सुधार हुँदै जान्छ, सुधार गर्नुपर्छ, उम्मेद्वार राम्रो दिने गरी दलहरूले सुधार गर्नुपर्छ, त्यसको विकल्प छैन। अब व्यवस्थाको परिवर्तन जरुरी पनि छैन, सम्भव पनि छैन।
1: हस् हस् यहाँलाई धेरै धेरै धन्यवाद आफ्नो विचार र समयका लागि। कार्यक्रम नेपाल चौतारीमा आज हामीले मतदातामा वितृषणा, अब यो निर्वाचन कि उम्मेद्वारप्रति भन्ने विषयमा रहेर छलफल गर्यौँ। कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्नो प्रश्न जिज्ञासा राख्नु तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। अतिथिज्यू यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस् नेपाल चौतारीको अर्को अङ्क अब आउँदो मङ्गलबार निर्वाचनसँग सम्बन्धित अर्को विषय लिएर फेरि हामी आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरेपट्टि बिदा चाहन्छु। हवस् त नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 57।
2: अब रियानाले ज्योति मातालाई जी गर्ने है है
3: आमै त हाँसेको मेरो सानो
2: हेर्नु त बाउजू कस्तो मसक्क हाँस्यो कि
4: आमै हाँसेको हो बाबा
2: गला खाइदिन्छु हस् बाउजू पर्स भेटिएन घरमै छुट्टो होला के
5: घरबाट निस्किने अघि पर्स ब्यागभित्र हाले जस्तो लाग्छ
2: बाटोमा को त्यो ब्याग खोलेको त छैन कि ब्यागमै छ कि नत्र घरमा होला पर्स होस् छोडिदिनु बाउजू छिटो छिटो दर्शन गरेर जाउँ
5: रियानालाई पहिलोपल्ट मन्दिर दर्शन गराउन ल्याएको धुप प्रसाद किन्न पर्छ अनि पैसा चाहिएन त
2: घरमै छोडेको होला क्या बाउजू अनि यहाँ खोजेर भेट्छ त
5: हाले जस्तो लाग्छ कता परेछ
6: इन्दु दिदी
5: ओहो हरिश
6: हाई कुसुम
7: हाई
6: मन्दिर दर्शन गर्न आउनुभयो तपाईँहरू
5: अँ भान्जीलाई पास्ने गरेपछि एकपटक मन्दिर दर्शन गराउन ल्याउनु पर्छ भनेर दर्शन गर्न आएको के ल यही रहेछ त पैसा कुसुम यत्रो खोज्दा नि कस्तो नदेखा अनि तिमी चाहिँ के गर्न आएको यहाँ हरिश
6: आज क्याम्पसमा क्लास नै भएन घरकै छिटो जानु भनेर घुम्न आएको दिदी साथीहरू पसलमा चिया खाँदैछन् म चाहिँ यसो धर्म कर्म गरौँ भनेर
5: ओहो धर्म कर्ममा विश्वास लाग्न थालेछ नि त हरिशलाई हँ कुसुम
6: अनि कुसुम के छ तिम्रो हालको
5: त्यसलाई अप्ठ्यारो भयो जस्तो छ खोइ म बोक्छु दिनु त मेरो ब्यागलाई दिनु आऊ बाबा आऊ मम्मीसँगै आऊ हरिश मामा भने त
6: हेलो लियाना
2: इन्दु बाउ चाहिँ छिटो गरौँ न मलाई स्कुल जान ढिलो आउँछ
6: कुसुम तिमी मसँग रिसाएको
2: इन्दु बाउजू
6: बोल्न पनि गाह्रो मानेछ यार नरिसाउ न यार ल फेरि पनि सरी भयो
2: भयो हरिश मलाई तिमीसँग त्यो विषयमा कुरा नै गर्नु छैन
6: त्यस्तो नभन नि कुसुम
2: बाउजू दर्शन गर्न जाऊ न भने
5: होइन के हो दुईजनाको बोलचालै छैन जस्तो छ हरि
6: म त बोलिरहेको छु नि दिदी कुसुमलाई भन्नु न वास्तै गरिदिन
5: कस्तो केटाकेटी जस्तो के तिमीहरू एकअर्काको कुरा चित्त नबुझे भन्नु बोल्दै नबोलेर पनि

0: अनि तपाईँ कस्तो कुरा गर्नुहुन्छ भाउजू? हरिशले अजयसँग गरेको कुराले मलाई स्कुलमा कस्तो अप्ठ्यारो परेको छ भने मैले तपाईँलाई अस्ति नै भनेको होइन?
1: अनि
0: त्यो कुराले मलाई कम त अप्ठ्यारो परेछ। स्कुलमा सबैले हरिशसँग नाम जोडेर जिस्काउन थालिसके मलाई।
1: आफैले मन पराएको मान्छेसँग नाम जोडिँदा नि के को फिर? एक न एक दिन सबैले थाहा पाउने कुरा त हो।
0: थाहा पाउने कुरा हो भन्दैमा अहिले नै हरिशले नभएको नभएको कुरा गर्दै हिँड्न मिल्छ?
2: ल्याङ नगर न यार, मैले कसैलाई केही पनि भनेको छैन।
0: खुब छैन होला, गफ दिन्छ।
1: अरे झगडा नगर्नु न, एकअर्कालाई माया गरेपछि यस्ता साना साना कुरालाई सामान्य लिनुपर्छ। यस्तो सानो कुरामा पनि रिसाएर बस्ने हो त कुसुम?
0: तपाईँ सानो कुरा भन्नुहुन्छ भाउजू, मलाई त्यही कुराले स्कुल आउन जान गाउँमा यताउता हिँड्न कस्तो गाह्रो हुन थालिसक्यो। जो भेट्यो मेरै कुरा गरेर बस्या हुन् कि जस्तो लाग्न थालिसक्यो मलाई।
2: हे कुसुम, आफूले आफूलाई सेलिब्रिटी जस्तो ठान्दिएको अनि तिम्रो पछि लाग्न फुर्सद कसलाई हुन्छ र?
0: भयो हरिश, धेरै नबोल है तिमी। भाउजू म घर जान्छु, लिनु तपाईँको ब्याग।
1: कहाँ मलाई एक्लै छोडेर जाने भने कुसुम?
0: मलाई बस्नु छैन यहाँ
2: कुसुम। कस्तो फेरि
1: कस्तो होला के यो हरिश? कुसुम उल्टो रिसाएर गई, जाऊ फकाएर ल्याऊ।
2: जान्न मैले के गरे छ र? ऊ आफै सानो सानो कुरामा रिसाउँछ, दिदी पनि मलाई गाली गर्नुहुन्छ।
1: हेर हरिश, कुसुम सानोतिनो कुरामा रिसाउने केटी त पक्कै होइन। कतै तिमीले अस्ति मेरो कोठामा त्यस्तो केही नराम्रो त गरेनौ नि?

0: जस्तो खाइयो, तर मसँग पैसा चाहिँ छैन है विवेक दाई।
1: मैले के त मुलालाई पैसा तिर भनेको छ र?
0: भने पनि के गर्नु, आफूसँग सुखको छैन।
1: चुप लाग, म दिउँला नि दुई गिलास जुसको पैसा तिर्दैन तेरो दाइले।
0: त्यही तपाईँले तिरिहाल्नुहुन्छ भनेर त खायो नि मैले।
1: टिम्पललाई एउटा दामी गिफ्ट दिनु पर्यो दाई, भन्दै थिइस् कि त्यही किनेर 27 पैसा
0: कहाँ दिन, बरु किन्दैन न दाई, दिन्छु डिम्पललाई।
1: त तोरीले गिफ्ट दिने, मैले किनिदिनु पर्ने, त आफै किन्न।
0: आफूलाई यहाँ घरबाट तिर्ने पैसा नभएर कस्तो हैरान छ, गिफ्ट किन्न त परकै कुरा।
1: तेरो घर भेटलाई अरू कुराको मतलब नभए नि, पैसा चाहिँ टाइम टु टाइम चाहिने होइन।
0: त्यही त हैरान छ दाई, महिना पुग्यो भने जहाँबाट भयो नि पैसा टपकै ल्याइदिनु पर्यो अरे।
1: यो टेन्सन भन्दा एउटा आइडिया लगाइदिन्छु, घरिस भने त जिन्दगी भाडै तिर्नु पर्दैन, जहिले फ्रीमा बस्न पाउँछस्।
0: कहिले भाडा तिर्नु पर्दैन अरे?
1: फ्रीमा बस्न पाउँछस् गर्छस्?
0: भन्नु न पहिला के हो त्यस्तो।
1: घर बेटीको छोरीलाई उडाइदिए केटा, अनि त्यही घरमा घर चाहिँ बस, अनि तसँग माग्छन् भाडा।
0: हे के किन होला भने त, यहाँ तनाव भइरहेर झनै जोक मात्रै गर्नुहुन्छ।
1: के गर्छस् त अब?
0: के गर्नु गर्नु, यसपालिको भाडा तिर्नु पाए पछि पछिको त मिलाउँदै गइन्थ्यो। विवेक दाई, अर्को एक गिलास जुस पनि खाऊ जस्तो भयो हौ।
1: खान त मन दाई, अर्को एउटा पनि बनाइदिन् त। अनि तैँले त्यो अस्ति घरबाट पठाइदिएको 15,000 छ भन्दै थिइस् त, कहाँ लिस् त्यो पैसा?
0: त्यो पैसा त अन्त्य खर्च भयो।
1: कहाँ?
0: खासमा डिम्पलले साह्रै समस्या पऱ्यो, अलिकति पैसा देऊ न भने, अनि सबै पैसा उसैलाई सापटी दिएछु।
1: खुब राम्रो काम गरेछ अस्त, अब त्यो पैसाको आश नगरे हुन्छ केटा। बरु भन, अब के गर्छ अस्त?
0: अब अन्त पनि के माग्नु, सापटै त हो, 5,000 जति तपाईँले नै दिनु न त।
1: मसँग भाव भयो, यतिका कुरा गर्नु पर्थ्यो त तँलाई, अघि पनि दिइसक्थेँ नि।
0: तपाईँसँग आश थियो, यति पैसा त तपाईँसँग पनि होला भन्ने सोचेको थिएँ। आज पनि भाडा नदिने हो भने त बुढाले कोठाभित्र छिर्नै दिन्न।
1: चिन्ता नगर, एक दुई दिन मेरै कोठातिर बसौँला, भाडाको जुगाड भएपछि बिस्तारै जालास् हुँदैन।
0: त्यसो गरेपछि फेरि घरमा फोन गरिदिन्छ बुढाले, अनि आयुषले भाडै नबुझाएर कहाँ भाग्यो भाग्यो भन्यो भने झनै तनाव। यार
1: त पनि त त्यस्तै छस्, अलिअलि ख्याल गर्नुपर्छ नि।
0: के ख्याल गर्ने भन्नुहुन्छ?
1: डिम्पलले मागी भनेर के गोजी नै उल्टिने गरेर दिन्छस् त? अलिअलि त आफूलाई पनि राख्नुपर्छ नि।
0: के गर्ने त, फोन गरेर आमा बिरामी छ 10,000 मिलाइदेऊ न भन्या भने गरी।
1: भित्रभित्रै लगानी त डर गरी जस्तो केटा, लगानी मात्र हो कि मुनाफा नै आइरहेछ?
0: मुनाफा त्यस्तै उस्तै हो दाई, जहिले बिजी छु अर्को पटक अलि लामो समयसम्म बसौला है भन्दै हिँड्दै गर्छ।
1: अनि आफैले ट्राई गर्नुहोस् होला, यो त भनेर मात्र हुँदैन क्या, मिलाउन पनि जान्नुपर्छ। तँलाई आफैले आइज भने त कसले बोलाउँछ र?
0: आफूलाई त दाई त्यस्तो कुराको कुनै आइडिया नै छैन भन्दा नि हुन्छ।
1: आइडिया छैन कि हिम्मत छैन?
0: खै हिम्मत नभएको पनि होला, उसलाई त झन् भन्ने आँटै आउँदैन।
1: अब चाहिँ मलाई तमाथि नै शङ्का लाग्न थाल्यो, यत्रो चान्स मिलाइदिँदा पनि केही गर्न सक्दैनस् भने केही समस्या चाहिँ पक्कै छ कि क्या हो तमा?
2: होइन हेप्न पनि के साह्रो हेप्न थाल्यो है, यी छिमेकी भन्दाहरूले पनि अर्काको घरमा उजेलाई छिर्न नपाउने गरी घरै छडाइदिने।
3: यसका फुर्ती हेर न फुर्ती, मान्छे कोही नदेखेपछि ठुल्ठुलो सोरे चिच्याउँछ।
4: त्यही पनि उनीहरूको जग्गा उनीहरूकै घर, हामीलाई के अधिकार तिमीहरूको हाम्रो भन्दा अग्लो घर नबनाऊ भन्नलाई?
2: हो भो, बिचमा त्यसै बाठी पल्टेर तिमी पनि धेरै नबोल रमा, अब छिमेकमा बसेपछि छिमेकी जस्तो त हुनु पर्यो नि।
3: धेरै पत्तर पत्तर नबोल, सक्सेस भने शालिक चोकमा यो भन्दा अग्लो घर बनाएर देखाएस यी माझकोटियाहरूलाई, तँलाई मेरो आशीर्वादै छ ल।
2: अब आशीर्वादले मात्र घर बन्ने भयो त कति बन्थे बन्थे नि आमा,
3: पैसा कमाउन तँलाई कसले छेक्यो त?
2: पहनु न आमा, त्यसकै लागि त यो सारा तयारी हुँदैछ त। ऊ त्यो सानो खोरको ठाउँमा अब ठुलो खोर बन्छ, 100-100 वटासम्म कडकनाथ मजाले अट्ने खालको खोर बन्नु पर्ने। अब
3: पैसो न सैसो टिकट ट्यास ट्यास, कुखुरो त पाल्ने अनि खोर बनाउने पैसा खोइ त।
4: यत्रो छतभरिको खोर बनाउन केही नभए पनि 60-70 हजार त पक्कै पनि लाग्ला।
3: त्यही त, त्यत्रो पैसा खोरमै फसाएर कुखुराको चल्ला चाहिँ दाँत फुकालेर ल्याउनु?
4: त्यही त
2: त्यही त, अनि मलाई चाहिँ बौला कुकुर टोक्यो हो र घाटाको काम गरौँ न त।
3: सुरुमा लगानी जति जम्मै खोरमा खनाएपछि बाँकी पैसा कहाँबाट ल्याउँछस् भन्ने चिन्ता हो मेरो चाहिँ।
4: त्यही त, बरु यसो अनुदान पाइन्छ होला नि खोर बनाउन।
2: अरे होइन, दान मात्र मागेर लाख लाख कमाइला भनेर सोचेर होला त भने।
3: हो त नि, पालिकामा कुन्नी के स्वरोजगार कार्यक्रम सार्यक्रम भनेर पैसा आएको आई गर्छ अरे, के भनेदेखि वडा अध्यक्षलाई भनेर यसो 40-50 हजार जति फुत्काए पो।
4: त्यही त, पालिकाको अनुदान लानेले लगिरहेकै छन्।
2: सुन्न त, मैले पनि कृषिमा टन्नै पैसा छ भन्ने सुने हो, तै पनि एकचोटि वडा अध्यक्षलाई सोध्नु पर्ला।
3: सोधिहाल्न त, अहिले नै फोन गरेर सोध।
2: है, फोन कता पर्छ अरे?
3: इला, मेरै फोनबाट गर न।
4: अघि ऊ त्यहाँ खोट छेउमा राखे जे मान्थे, खै त अहिले
3: सन्देश आथ्यो हाम्रो पछि पछि, अब पक्का त्यसले लग्यो। ल
2: ए रमा, जाऊ त त्यो सन्देश कहाँ छ खोजेर ल्याऊ त।
4: ल ल, कुन कुनामा पो लुकेको छ त।
2: फोनै उठाएन नि त।
3: कतै बैठक सैठक कहाँ होला, फेरि गर न, उठाइहाल्छन् कि।
2: अहिले छोडिदिनुहोस्, भोलि आफै जान्छु वडा कार्यालयमा।
4: कतिखेर फोन लगेर तल कोठामा गएर गेम खेलिरहँदैछ।
2: ओए सन्देश, तै आइज गदा,
5: तपाईँले मलाई पिटै आउनुहुन्छ नि भने
2: तँलाई बिस्तारै माया गर्छु। यहाँ त
4: उच्च नान है, नान मैले बल्ल बल्ल फकाइ फकाइ ल्याएको छु।
2: होइन, तँलाई एकछिन मौन नचलाइ मर्छस् त, तेरो पिँडुलाको मासु झारी राख्ने
4: यति सानो बच्चालाई
3: दुई चार थप्पड लाउँदै चण्ड भएको के भनेदेखि डर पनि चाहिन्छ।
2: एकछिन होइन, दुई दिन होइन, कहिले चक्क गरेर सामानको क्षति, कहिले साथीहरूलाई पिट्दै हिँड्ने, कहिले पिठाई गर्ने, मोबाइल त झन् देख्ने नहुने।
4: उच्चको रिस्ता देख्नु भएको छ नि,
1: होइन? बिहानै बिहानै छतमा भेला भएर के कुरो आउँथ्यो?
2: मेरो छत मेरो घर, यहाँ हामी रौँ कि हाँसौँ कि रमाइलो गरौँ कि, तपाईँलाई के को समस्या?
1: हामीलाई पनि त्यहाँ डिस्टर्ब हुन्छ नि।
2: हो भो, ठुलो घर त भन्दैन, छत आएर अर्काको घरतिर च्याउनु पर्दैन।
1: कस्तो मान्छे रहेछ भन्दाखेरि पनि नहुने। ल
4: बच्चाहरू पिटेर मात्रै तल लाग्छन् भयो। जगत दाईले हेर्नु त, छोरीहरूलाई माया गरेर समझदार बनाउनु भएको छ नि। बाउ हुनु त त्यस्तो छ।
3: हिउ खेपेको मकै सप्रिन्छ, गोदाई खेपेको छोरो सप्रिन्छ। कुरो बुझिस्? तेरो लोग्नेले पनि यतिको पनि हुन्थेन।
2: होइन, जगत दाईले जे जे गरे मैले पनि सबै कुरा त्यस्तै गर्नुपर्छ भन्ने छ। जुन कुरामा पनि जगत दाईले नै लडा जोड्न थालेछ त, जागिर लगाइदियो भनेर हो कि अरू कुनै केही छ?
6: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
7: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? यसको सही उत्तर हो 13 वटा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट सुमन घिमिरे, उदयपुरबाट पवित्र राई, मोरङबाट सुस्मिता परियार र सुर्खेतबाट करुणा ओली विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ?
8: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN मा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा चार त्यसपछि दुई थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: टेकन
1: स्मार्टफोन र स्मार्ट जमाना खल्ती हो पैसाको नयाँ ठेगाना
2: किनकि खल्ती तपाईँको सजिलो र सुरक्षित डिजिटल वालेट हो त्यसैले आजै खल्ती.com भिजिट गर्नुहोस् वा एप डाउनलोड गर्नुहोस् खल्ती पैसाको नयाँ ठेगाना।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेसनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा निर्वाचनका विविध विषयमा छलफल गर्ने गर्दछौं। तपाईँ हामीले भोट हाल्न पर्खेको दिन आउँदैछ। आउने आइतबार अब हामी आफूलाई मन परेका उम्मेद्वार तथा दललाई जिताउन आफ्नो मतदान केन्द्रमा जान आतुर छौं भने उम्मेद्वारहरूलाई चुनावपछिको परिणाम कस्तो आउला भन्ने धुकधुकी बढ़िरहेको छ। आज हामी नेपाल चौतारीमा योभन्दा अगाडिका अंक भन्दा अलि फरक किसिमले कुराकानी गर्छौं। आज हामी कुनै विषयमा केन्द्रित रहेर अतिथिसँग कुराकानी गर्ने छैनौ। आज हामी निर्वाचनसँगै केन्द्रित रहेर मतदाता शिक्षाका फरक फरक विषयमा कुराकानी गर्नेछौ। गैराती 12 बजेदेखि मौन अवधि अथवा प्रचार प्रसार रोक अवधि शुरू भएको छ। मौन अवधि अथवा प्रचार प्रसार गर्न नपाउने अवधि भनेको के हो? यो बेला के गर्न पाइन्छ, के गर्न पाइँदैन? एन्टेना फाउन्डेशन नेपालले तयार पारेको यो सामग्री। निर्वाचन आचार संहिता अनुसार निर्वाचनको दिनभन्दा 48 घण्टा अगाडिदेखि उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न गराउन पाइँदैन। यो अवधिलाई मौन अवधि भनिन्छ। तर यसपालि निर्वाचन आयोगले यो समयलाई मौन अवधि नभनी अर्कै नाम दिएको छ। निर्वाचन आचार संहिता 2079 यो 48 घण्टालाई निर्वाचन प्रचार प्रसार रोकेको अवधि भनिएको छ। यो अवधिमा के गर्न पाइदैन? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल।
2: मतदानको दिन प्रारम्भ हुनुभन्दा 48 घण्टा अगाडिदेखि 2 गते र 3 गते प्रचार प्रसार बन्द हुन्छ, 4 गते निर्वाचन भयो, कुनै पनि राजनीतिक दल उम्मेद्वार समर्थक शुभेच्छु कसैले पनि कसैको पक्षमा वा विपक्षमा मत प्रकट गर्न, मत माग्न, प्रचार प्रसार गर्न, भेला गर्न, अन्तर्क्रिया गर्न, ब्रेन स्टोर्म गर्न केही गर्न पनि पाइँदैन।
1: यस्तो आचार संहिता भए पनि व्यवहारमा यही अवधिमा निर्वाचनको परिणाम प्रभावित हुने खालकासम्म चलखेल हुन्छ भन्ने सुनिन्छ। मौन अवधिमा उम्मेद्वारको पक्षमा प्रचार प्रसार गरेको वा गर्न लगाइएको पाइएमा के कस्तो कार्यवाही हुन्छ? निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराई।
3: 48 घण्टाको अवधिमा पालना गर्नुपर्ने विशेष आचरणहरू पालना नगर्नु भनेको निर्वाचन आचार संहिताको उल्लङ्घन हो र निर्वाचन आचार संहिता उल्लङ्घनका अरू कसुर गर्दाखेरि जे कार्यवाही हुने हो त्यसमा पनि त्यही हुन्छ। त्यो भनेको आयोगले 1,00,000 रुपियाँसम्म जरिवाना गर्न सक्ने र उम्मेद्वारी खारेजी गर्न सक्नेसम्मको कार्यवाही गर्न सक्छ।
1: निर्वाचन आयोगले बनाएको आचार संहिता के मतदाताहरूमा पनि लागू हुन्छ? हामीले यो विषयमा पनि सामग्री तयार पारेका छौं। सुनौ अबको क्रममा। मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज 13 गतेदेखि नै आचार संहिता लागू भएको छ। के निर्वाचन आचार संहिता मतदातालाई पनि लागू हुन्छ? नागरिकले पनि आचार संहिता उल्लंघन गर्न सक्छन्? निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल।
4: नागरिकले पनि उल्लंघन गर्न सक्छन्। नागरिकले कसरी उल्लंघन हुन सक्छ भने अफवाह फैलाएर अथवा मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, हेट स्पिच गरेर, कसैलाई अपहेलना हुने गरी चाहिँ सञ्चार माध्यम सामाजिक सञ्जालमा बोलेर कसैलाई चाहिँ कसैको व्यक्तिगत लाइफमा अथवा उसको राजनीतिक लाइफ क्यारियरलाई चाहिँ गलत भ्रामक सूचनाहरू फैलाएर पनि आचार संहिता उल्लङ्घन गर्न सक्छन्।
1: मर्यादित, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा चुनाव गर्न र गराउन निर्वाचन आचार संहिता बनाइन्छ। मतदाता वा नागरिकबाट कसरी निर्वाचन आचार संहिता उल्लंघन हुन्छ? आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्याल।
5: अब नागरिक अथवा मतदाताले सोसियल मिडियामा कसैको मिसइन्फर्मेसन छ अथवा डिसइन्फर्मेसन छ, कसैको हेट स्पिच आएको छ, त्यसमा चाहिँ एकदमै सेयर, कमेन्ट, लाइक गरिदिएर अनि चाहिँ त्यसमा चाहिँ सहभागिता जनाइदिएर कसैले पोस्ट गरिदिएर अब पोलिटिकल पार्टीको विरुद्धमा अथवा उम्मेद्वारको विरुद्धमा लाञ्छना लगाउने अथवा आरोप गर्ने, तथ्यपूर्ण कुराहरूलाई बङ्ग्याएर तोडमरोड गर्ने, होइन, यस्ता खालका कुराहरू हुँदाखेरिमा त्यो आचार संहिता उल्लङ्घन भएको मानिन्छ। जस्तै भोजभतेर गर्न पाइँदैन भनेर चाहिँ भोजभतेरमा संलग्न पनि नहुने अथवा मतहरू खरिद बिक्री गर्न हुँदैन भन्ने कुराहरू छ। अब यदि नदेखिने गरी चाहिँ कहीँ त्यसैमा संलग्न भइयो भने आफ्नो स्वतन्त्र अभिव्यक्तिमा अलिकति आफैले त्यसमा परिपालन गरिएन भने मतदाताको तहबाट त्यो उल्लङ्घन भएको मानिन्छ। यो विभिन्न कुराहरू चाहिँ जसले गर्दाखेरि निर्वाचनको स्वच्छता र पवित्रतालाई अलिकति आँचाउने कामहरू हुन्छन्। ती कुराहरू नागरिकको तहबाट अथवा नागरिक समाजको तहबाट अथवा मतदाताको तहबाट नहोस्, नगरियोस् भन्ने चाहिँ चाहना हो।
0: आचार संहिता उल्लङ्घन भएको पाइएमा नागरिकले आफ्नो ठाउँबाट के गर्न सक्छन्? निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल।
4: नागरिकले अथवा राजनीतिक दलका उम्मेद्वारले अथवा प्रतिनिधिले अथवा जोसुकैले पनि लिखित अथवा चाहिँ मौखिक अथवा टेलिफोनबाट सामाजिक सञ्जालबाट आयोगमा स्वयं उपस्थित भएर जुनसुकै माध्यमबाट पनि उजुरी दिन सकिने व्यवस्था छ। आयोगले त्यसलाई इन्टरटेन गर्छ। हाम्रो केन्द्रदेखि लिएर तलसम्म चाहिँ यसको संयन्त्रको व्यवस्था गरिएको छ। तपाईँ हरेक हाम्रो निर्वाचन कार्यालयमा गएर उजुरी दिन पनि सक्नुहुन्छ, तपाईँले सामाजिक सञ्जालमा लेखेर पनि दिन सक्नुहुन्छ, टिभीमा बोलेर पनि सक्नुहुन्छ, टेलिफोन गरेर पनि सक्नुहुन्छ, हाम्रो यहाँ चाहिँ कल सेन्टर छ 1102 त्यहाँ बोलेर पनि सक्नुहुन्छ, जुनसुकै माध्यमबाट जसरी पनि उजुरी दिन सकिन्छ।
0: मङ्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको समय नजिकिँदैछ। 5,636 उम्मेद्वार चुनावी मैदानमा छन्। निर्वाचन आयोगका अनुसार यो पटक निर्वाचनमा 1,79,88,570 जनाले मतदान गर्दैछन्। कुल मतदातामा 88,47,579 जना महिला, 91,40,806 जना पुरूष र 185 जना अन्य रहेका छन्। मतदाता संख्याका आधारमा आयोगले 10,891 मतदान स्थल अन्तर्गत 22,226 मतदान केन्द्रहरू रहने गरी मतदान केन्द्र स्वीकृत गरेको छ। मङ्सिर 4 गते हुने निर्वाचनमा भोट हाल्न जाँदा बोक्नुपर्ने परिचय पत्रका बारेमा निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भूषाल।
6: मतदानको दिन मतदाताले आयोगले चाहिँ 6 प्रमाण पत्र मध्ये कुनै एउटा प्रमाण पत्र लगाएर गएन चाहिँ मतदान गर्ने व्यवस्था मिलाएको छ। त्यसमा चाहिँ आयोगबाट वितरण भएको परिचय पत्र अनि नायताको प्रमाण पत्र, लाल पूर्जाको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, सवारी चालक अनुमति पत्र मध्ये एउटा डकुमेन्ट लगाएर जानुभयो भने उहाँहरूले मतदान गर्ने व्यवस्था हुन्छ।
0: नामावलीमा नाम छ तर मतदाता परिचय पत्र छैन भने त्यस्ता मतदाताले पनि मङ्सिर 4 गते मतदान गर्न पाइन्छ? सहायक प्रवक्ता ऋषिराम भूषाल।
6: मतदाता नामावलीमा नाम नभएका त भोट हाल्न पाइँदैन। मतदाता नामावलीमा नाम भएको मान्छेले निर्वाचन आयोगले उपलब्ध गराएको परिचय पत्र नभए पनि अरू चाहिँ नागरिकता लगाएको विभिन्न कागजातहरूका मतदान गर्ने व्यवस्था चाहिँ हुन्छ।
1: मतदाताले मतदान स्थलमा पुगिसकेपछि भोट चाहिँ कसरी हाल्ने त? हामीले यो विषयमा पनि सामग्री तयार पारेका छौँ।
0: मङ्सिर 4 गतेको निर्वाचनमा मतदान गर्ने उपयुक्त तरिका के हो? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियाल।
7: यहाँहरू मतदान केन्द्रमा पुगिसकेपछि महिला भए महिलाको लाइन र पुरुष भए पुरुषको लाइनमा बसिसकेपछि मतदाता नावली रुजु गर्ने ठाउँमा यहाँहरू पुग्नुहुन्छ। पुगिसकेपछि आफ्नो मतदाता परिचय पत्र वा आयोगले तोकेको कुनै परिचय पत्र देखाएर मतदाता नावलीमा नाम रुजु गराइन्छ। त्यहाँ रुजु भइसकेपछि यहाँलाई बाएँ हातको बुढी औँलामा नौन्ने मसीको चाहिँ चिन्ह लगाइन्छ। त्यसपछि यहाँ पहिलो मतपत्र दिने कर्मचारीका पासमा पुग्नुहुन्छ।
0: मङ्सिर 4 निर्वाचनमा भाग लिन 84 राजनीतिक दल चुनावी मैदानमा छन्। विभिन्न चुनाव चिन्ह मार्फत स्वतन्त्र उम्मेद्वारहरू पनि प्रतिस्पर्धामा छन्। समानुपातिक उम्मेद्वारहरूको बन्द सूची निर्वाचन आयोगले प्रकाशित गरिसकेको अवस्था छ। यसपटकको चुनावमा एकजना मतदाताले कतिजना उम्मेद्वारलाई मतदान गर्नुपर्छ? फेरि आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियाल।
7: 4 मतपत्र छुट्टा छुट्टै पाइन्छ। प्रतिनिधि सभाको उम्मेद्वारलाई 1/64 छाप, त्यसपछि प्रतिनिधि सभाकै राजनीतिक दललाई 1/64 छाप, त्यसपछि प्रदेश सभाको उम्मेद्वारलाई 1/64 छाप र त्यसपछि प्रदेश सभाकै आफूलाई मनपर्ने दललाई 1/64 छाप लगाएर मतदान गर्न सकिन्छ। क्रमशः र छुट्टा छुट्टै मतपत्रमा 1/64 छाप लगाएर हामी सही तरिकाले मतदान गर्न सक्छौ।
0: 2079 वैशाख 30 गते भएको स्थानीय तहको चुनावमा खसेको 1,25,84,000 मत मध्ये 3,00,000 मत बदर भएको थियो। निर्वाचन आयोगका अनुसार मतदान गर्ने र मतपत्र पट्याउने तरिका थाहा नहुँदा मत बदर हुन्छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियाल आउने मङ्सिर 4 हुने चुनावमा मतदान गरिसकेपछि मतपत्र पट्याउने तरिका सिकाउँदै हुनुहुन्छ।
7: स्वस्तिक छाप लगाइसकेपछि अब यसमा लगाएको मसी अरू कुनै कोठा चिन्हमा नलतपतियोस् भनेर हामीले होस पुर्याउनु पर्दछ। यसको लागि दुईटा तरिकाबाट, या त हामीले तलबाट यसरी पट्याएर यो मसीलाई यो सेतोतिर पार्ने गरी हामी पठाउन सक्छौँ। यसको तलबाट तलको खण्ड चाहिँ बढी छ भने यसरी हामीले ल्याएर यसलाई अब यतापट्टि पठाउँदाखेरिमा यतापट्टिको सेतो भागमा पर्न सक्छ। यदि कहिलेकाहीँ माथि चाहिँ बढी छ भने हामीले यसरी चाहिँ माथिबाट ल्याएर यसलाई यसरी पठाउँदाखेरि यसको मसी चाहिँ यतापट्टि पर्न सक्ने गरी गर्न सक्छौँ। तर अहिले मैले यसमा तल चाहिँ धेरै भएको हुनाले मैले तलबाट यसरी पठाएँ र अब चाहिँ अब यसरी पठाउँदाखेरिमा यसको मसी चाहिँ यो सेतोमा पर्छ र अनि चाहिँ कुनै चिन्हमा लाग्दैन र तपाईँले गरेको मतदान सही तरिकाले हुन्छ र बदर हुने चाहिँ सम्भावना हुँदैन।
0: 2048 सालदेखि अहिलेसम्म भएका निर्वाचन हेर्ने हो भने मतबदर हुने क्रम बढ्दै गएको पाइन्छ। 2048 सालको निर्वाचनमा 3,22,023, 2051 को मध्यावधि निर्वाचनमा 2,41,071 मत बदर भएको थियो भने 2056 को संसदीय निर्वाचनमा 2,44,000 बढी मत बदर भएको थियो। 2064 को संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ 5,60,000 र समानुपातिकतर्फ 4,07,000 जति मत बदर भयो। प्रत्यक्ष र समानुपातिक गरी 2070 को निर्वाचनमा 7,83,000 जति मत बदर भयो। मत बदर हुने क्रम 2074 यताका स्थानीय प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा झन झन बढ़िरहेको छ। आफ्नो मत बदर हुनु भनेको जनप्रतिनिधि चुन्न पाउने अधिकार गुम्नु पनि हो। बुझेर मतदान गरौं, मत बदर नहुने गरी मतपत्र पट्याउ र बाकसमा खसाउ।
1: यदि हामीले राम्रोसँग मतपत्र पट्याउन जानेनौ भने पनि मत बदर भएको मानिन्छ। मत बदर कसरी हुन्छ त?
0: गत वैशाख 30 गते सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका भन्दा नगरपालिकामा धेरै मत बदर भएको थियो। निर्वाचन आयोगका अनुसार जम्मा खसेको मध्ये गाउँपालिकामा औसत 14, नगरपालिकामा 15, उपमहानगरपालिकामा 20 र महानगरपालिकामा 24% जति मत बदर भएको थियो। कस्तो अवस्थामा चाहिँ मत बदर हुन्छ? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल:
7: मतदान गर्दा केही कुरामा असाध्य ख्याल पुर्याउनु पर्दछ, जसले गर्दाखेरिमा हाम्रो मत चाहिँ सदर हुन्छ र बदर हुनबाट जोगिन्छ। जस्तै सबभन्दा पहिलो कुरो हामीले जस्तै यो मतपत्रमा मतदान अधिकृतको सही छ, तर यो मतपत्रमा मतदान अधिकृतको सही छैन। यदि यहाँले मतदान गर्नुभयो तर मतदान अधिकृतको सही नभएको मतपत्र गणना गर्दा फेला पर्यो भने यसलाई बदरतिर चाहिँ छुट्याइन्छ। एउटा मतपत्रमा एउटा मात्रै स्वस्तिक छाप लगाउनु पर्ने ठाउँमा दुईवटा छुट्टा छुट्टी निर्वाचन चिन्हमा हामीले स्वस्तिक छाप लगाउन साथ यो मत पनि बदर हुन्छ, यो पनि खेर जान्छ। यो मतपत्रमा चाहिँ स्वस्तिक छाप चाहिँ नबुझिने गरी लटपटिएको छ, प्रष्ट स्वस्तिक छाप चाहिँ नबुझिने खालको छ। यस्तो अवस्थामा पनि यो मतपत्र बदर हुन्छ। यो मतपत्रको दुईटा अब यो बीचमा परेको छ, यो स्वस्तिक छाप कुन चिन्हमा मतदान गरेको नबुझिने खालको छ। दुई वा दुईभन्दा बढी कोठामा पर्ने गरी यो स्वस्तिक छाप लगाइएको छ, यो पनि अब कुन चिन्हलाई मतदान गरेको नबुझिने अस्पष्ट भएको हुनाले यो मतपत्र पनि बदर हुन्छ। तोकिएको स्वस्तिक छाप बाहेक औठा छाप अथवा अन्य चिन्हहरूले संकेत गरेमा पनि त्यो मत बदर हुन्छ।
0: मतदाता शिक्षाको अभावले गर्दा मतदातालाई मत कसरी हाल्ने भन्नेमा प्रष्ट जानकारी हुँदैन। मंगसिर 4 को निर्वाचनमा कसैको पनि मत बदर नहोस् भनेर निर्वाचन आयोगले प्रयास गरिरहेको छ।
1: तपाईं अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम एन्टेना फाउन्डेशन सहित देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाल चौतारीमा आज हामी निर्वाचनसँग सम्बन्धित विविध विषयको बारेमा कुराकानी गरिरहेका छौं। कतिपय मतदाताले भोट नहाल्ने कुरा गरिरहेका छन्। जतिपटक भोट हाले पनि समस्या जिउका त्यौ हुने भन्दै दिक्काएका मतदाताहरू पनि छन्। तर मतदान गर्न भनेको व्यक्तिको अधिकार हो। आफ्नो मताधिकार प्रयोग गर्दा नागरिकलाई के फाइदा हुन्छ? सुनौ यो सामग्री। तपाईंलाई लाग्छ होला निर्वाचनमा भोट नहाले पनि हुन्छ, तर निर्वाचनमा भोट हाल्न पाउनु मतदाताको अधिकार मात्र होइन, आफ्नो गाउँ टोल क्षेत्र तथा समग्र देशको जनप्रतिनिधि छान्न पाउनु नागरिक दायित्व पनि हो। हामीले भोट दिएकै मध्येबाट जित्नेहरू सांसद हुन्छन्। सांसद भित्रैबाट मन्त्री र प्रधानमन्त्री चुनिन्छन्। उनीहरूले नै हामीमाथि शासन गर्दछन्। त्यसैले मतदान गर्नु भनेको आफ्नो लागि गतिलो सांसद मन्त्री प्रधानमन्त्री समेत चुन्ने अवसर हो। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल:
8: हरेक देशको संविधानले अन्तर्राष्ट्रिय मानव अधिकार घोषणा पत्रले के भनेका छन् भन्दा हरेक देशका नागरिक जो बालिग हुनुहुन्छ त्यो देशको कानूनले कहीँ 18 भन्ला, कहीँ 16 भन्ला, कहीँ 21 वर्षकोले मतदान गर्ने भन्ला, त्यो देशको कानूनले तोक्छ कि त्यसरी बालिग भएका मतदातालेलाई दुईटा पोलिटिकल राइट्स दिएको हुन्छ। भनेको मतलब आफू चाहिँ उम्मेद्वार हुन पनि पाउने र निर्वाचित भएर चाहिँ पद सम्हाल्न पाउने अथवा आफूले चाहिँ शासन प्रक्रिया भाग लिएर अरूलाई जिताउन सक्ने अथवा अरूलाई चाहिँ मतदान गर्न सक्ने, यी दुईटा काम गर्नको लागि चाहिँ पोलिटिकल राइट्स दिएको छ त्यसैले यो एउटा अधिकार हो, आफूलाई प्राप्त अधिकार प्रयोग गर्नुपर्छ भनिन्छ।
1: निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार मतदानका फाइदै फाइदा छन्।
8: आफू कोबाट शासित हुने भनेर छान्न पाउने अधिकार त त्यो भन्दा ठुलो राइट त केही पनि हुन सक्दैन। आफ्नै भोटले राष्ट्र प्रमुखदेखि लिएर आफ्नो नजिकको गाउँपालिकाको वडा सदस्यसम्म चुन्न पाइन्छ। मन परेन भने त्यो रिस पोखेन छ भनेको त्यो ब्यालेटबाटै हो। राम्रो काम गरेन ती प्रतिनिधिलाई हामीले फेरि जिताएर पठाउन सक्छौँ। यदि राम्रो काम गरेन भने उनलाई चाहिँ भोट उनको विरुद्धमा अथवा उनीभन्दा राम्रो चाहिँ एजेन्डा ल्याउने चाहिँ उम्मेद्वारलाई मत दिएर उनलाई हराइदिन सक्छौँ। त्यसैले यो त जनप्रतिनिधिलाई शासन सत्तामा बस्नेलाई चाहिँ नियन्त्रण गर्ने सबभन्दा ठूलो हतियार हो नि त। त्यसैले यसलाई सही तरिकाले प्रयोग गर्नुपर्छ र यो अधिकार भनेको नारी कर्तव्य दायित्व पनि हो। यदि हामी निर्वाचन प्रक्रियामा भाग लिन्नौ मतदान गर्दैनौँ भने अनि त्यस पछाडि बनेका सरकारले चाहिँ यसो गरेन उसो गरेन भन्ने एउटा नैतिक धराताल गुम छ अरे क्या हाम्रो। हामी मतदान त भाग लिनै पर्छ।
0: तपाईँले यदि भोट हाल्नु भएको छ भने तपाईँलाई पक्का थाहा छ मतदान गर्नु अघि हातको प्राय बुढी औंला वा अन्य कुनै एक औंलाको नङमा प्रष्टसँग देखिने गरी मसी दलिन्छ। आज हामीले निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललाई सोधेका छौं मतदान गर्नु अघि नङमा किन मसी दलिन्छ।
9: मत संकेत गरिसकेको मान्छे फेरि मत संकेत गर्न नआओस् भन्ने उद्देश्यले यो परमानेन्ट कलरले मत संकेत गर्ने हो। धेरै देशहरूमा छ र हामी कहाँ पनि छ। अब यो हामी कहाँ त अब निर्वाचनको पद्धति सुरु भएदेखि नै मसी लगाएर कन्फर्म गर्ने पद्धति हो मूलत होइन। अब एउटा प्राउड पनि हो मान्छेले अब यो मैले भोट हालेर आएँ भन्नका लागि होइन, अथवा कसै साथीभाइ सँगै अथवा कसैलाई पनि इलेक्सन म्यानेजमेन्ट बडिजको हिसाबले स्वच्छ स्वतन्त्र निष्पक्ष मतदान गर्न फर्जारी मत नखसोस् भन्न एउटै व्यक्तिले दोहोऱ्याएर मत नहालोस् भन्ने मूल ध्येय चाहिँ त्यही नै हो।
0: विकिपीडियाका अनुसार मतदान गर्नु अघि नङमा मसी लगाउने चलन भारतबाट सुरु भएको हो। दक्षिणी भारतको कर्नाटक राज्यमा सन् 1962 भएको आम निर्वाचनका बेला मतदाताहरूले मतदान गर्दा नङमा मसी लगाइएको थियो।
1: शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू पनि मतदाता हुन्छन्। निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गर्दै मतदान केन्द्रलाई पनि अपाङ्गता मैत्री बनाएको जनाएको छ।
0: गत स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने उपयुक्त तयारी र पूर्वाधार नहुँदा अपाङ्गता भएका मतदाताहरूले निकै शास्ति भोग्नु परेको थियो। उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा मतदान स्थलमा खटिएका पदाधिकारी र सुरक्षाकर्मी पनि अलमलमा देखिएका थिए। अपाङ्गता भएका वा फरक क्षमता भएका मतदाताहरूले सहज तरिकाले मतदान गर्न पाउनुपर्छ। सरकारवाला निकायले पनि अपाङ्गताको प्रकार अनुसारको मतदान केन्द्र बनाउनुपर्छ भन्नुहुन्छ अभियन्ता तथा अधिकार कर्मी सीता बोहरा।
10: अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ अप्ठ्यारो पर्ने गरी मतदान केन्द्रमा द्वारहरू बनाइने साँगुरो द्वार होइन, जुन चाहिँ अपाङ्गता मैत्रीको मापदण्ड विपरीत ब्यालेट राख्ने पुस्तिक छाप लगाउने टेबलहरू पनि अलिकति अग्लो ठाउँमा, त्यसले गर्दाखेरि पनि आफैले गर्न नसक्ने शारीरिक अपाङ्गता भएको व्यक्तिहरूलाई एक किसिमको कठिनाइ छ भने अन्य अपाङ्गता जस्तो दृष्टिविहीनको लागि चाहिँ दृष्टिविहीनले आफूले सहयोगी लिएर मतदान गर्न पाउने त्यो अधिकार पनि सुनिश्चित नभएको पाइएको छ। बहिरा व्यक्तिहरू छन् भने उनीहरूको लागि साङ्गीतिक भाषाको अभाव छ होइन, त्यसले गर्दाखेरि पनि अपाङ्गता मैत्री मतदान केन्द्र स्थल हुन सकेका छैनन्। गत निर्वाचनहरूमा देखियो होइन, स्थलमा खाल्डा खुल्ली हुने, हिलो जमेको, पानी परेकोमा त्यस्तो पानी बग्ने ठाउँहरू होइन, लामो लामो घाँसपातहरू उम्रिएको, त्यसै गरी चाहिँ सानसानो इच्छाहरू राखेर चाहिँ मतदान स्थलसम्म जाने बनाइएको अनि खुसिलो भर्याङहरू चढेर जाने बनाइएको त्यस्तो चाहिँ आगामी निर्वाचनमा नहोस् भन्ने म चाहिँ माग गर्दछु। र अब सरकारवाला व्यक्तिले पनि मतदान केन्द्रलाई चाहिँ अपाङ्गता मैत्री मात्रै नभने सबै मैत्री मतदान केन्द्र होस् भन्नका लागि चाहिँ सबैलाई सजिलो हुने किसिमले मतदान केन्द्रको निर्माण गरियोस्।
0: मङ्सिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अपाङ्गता भएका मतदाताहरूको सहज मतदान होस् भनेर निर्वाचन आयोगले कस्तो तयारी गरेको छ? निर्वाचन आयोगका उपसचिव कमल भट्टराई।
3: यो पटक नमुनाको रूपमा 100 मतदान केन्द्रहरूलाई चाहिँ पूर्ण रूपमा चाहिँ अपाङ्गता पहुँचयोग्य मतदान केन्द्र चाहिँ बनाउने भनेर आयोगले स्वीकृत गरी त्यो काम चाहिँ कार्यान्वयनको प्रक्रियामा छ। मतदानको दिन मतदान गर्न आउँदाखेरि त्यहाँ जुन किसिमका चाहिँ भौतिक पूर्वाधारहरू हामी तय गर्छौँ त्यसलाई पनि अपाङ्गता भएका व्यक्ति, होचोक भएका व्यक्तिहरू, बिरामी, अशक्तहरूका लागि पनि पहुँचयोग्य हुने गरी, जस्तै मत संकेत गर्ने स्थान धेरै अग्लो नबनाई अलिकति पहुँचयोग्य बनाउने, मतपेटिकामा मत खसाल्ने ठाउँ पनि त्यही हिसाबले चाहिँ पहुँचयोग्य बनाउने, सूचनाहरू सम्प्रेषण गर्नका लागि पनि अपाङ्ग मैत्री संरचनाहरू पूर्वाधारहरू तयार गर्ने लगायतका व्यवस्थाहरू हामीले गरेका छौँ। व्हील चेयर लिएर आउनुहुने मतदाताहरूका लागि चाहिँ प्रायोरिटी भोटिङको व्यवस्था छ, उहाँहरू लाइनमा बस्नु पर्दैन, सिधै प्राथमिकताका साथ अगाडि गएर मतदान गर्न सक्नुहुन्छ। र हामीले मतदान केन्द्रहरू ग्राउन्ड फ्लोरमै राखेका छौँ। मतदान अधिकृतलाई तालिम प्रशिक्षणको क्रममा पनि स्पष्ट भनेका छौँ कि यसरी अपाङ्गता भएका व्यक्तिहरू आउँदाखेरि उहाँहरूलाई चाहिँ जे जुन व्यवस्था गरेर चाहिँ सहज गर्न सकिन्छ त्यो गर्न हामीले आग्रह गरेका छौँ। अपाङ्गता भएका व्यक्तिहरूमध्ये दृष्टिविहीन जसले चाहिँ आफै देखेर मतदान गर्न सक्नुहुन्न उहाँहरूका लागि आयोगले विशेष व्यवस्था गरेको छ। त्यो भनेको एका घरको परिवारको सदस्य वा निजले इच्छाएको निजको साथमा आएको इच्छाएको व्यक्तिले चाहिँ मतदान गर्न सक्नुहुन्छ।
1: निर्वाचन एक उत्सव हो, नागरिकले यसलाई आफूलाई मन परेको उम्मेद्वार चुन्न पाउने अधिकारको रूपमा लिन्छन्। निर्वाचन निष्पक्ष स्वच्छ भयरहित वातावरणमा सम्पन्न होस् भन्नका लागि मतदानको दिन सार्वजनिक विदा दिने चलन छ। आसन्न मंगिर 4 गते हुने निर्वाचनको दिन पनि देशभरका शैक्षिक संस्था सार्वजनिक यातायात बन्द हुनेछन्। निर्वाचन आयोगले मतदानको दिन कस्ता सवारी चलाउन पाउने र कस्ता नपाउने भन्ने विषयमा मापदण्ड बनाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल:
4: नियन्त्रित र व्यवस्थित रूपमा चल्छन्। विगतको भन्दा धेरै गाडी घोडाहरू चल्ने, धेरै पासहरू लिन नपर्ने, एम्बुलेन्सहरूदेखि तरकारी, अब फलफुल, तपाईँको फोहोर मैला, अशक्त अपाङ्गहरूको लागि हस्पिटलमा जाने डाक्टर नर्सहरू, त्यहाँका कर्मचारीहरू लगायतको धेरै ठुलो चाहिँ नि पत्रकारहरू, यो सबको लागि चाहिँ हामीले पासको आवश्यकता नपर्ने गरी व्यवस्था गरेको छ। अब नर्मलहरू सार्वजनिक यातायातहरू जो दिने चल्दैन।
1: तर सार्वजनिक सवारीको हकमा भने आवश्यकताका आधारमा निर्वाचनलाई प्रभाव नपर्ने गरी स्थानीय स्तरमा आधिकारिक निकायले निर्णय गर्न सक्ने बताउनुहुन्छ प्रवक्ता शालिग्राम शर्मा पौडेल।
4: अब सार्वजनिक यातायातको हकमा पनि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एउटा चाहिँ नि समिति गठन गरिएको छ। त्यो समितिले आवश्यकता अनुसार त्यहाँको निर्वाचनको स्वच्छता, स्वतन्त्र, निष्पक्ष र भइरहेको वातावरणमा सम्पन्न गर्नका लागि के कस्तो तवरले व्यवस्थापन गरेर चलाउन उपयुक्त हुन्छ त्यो उसले निर्णय गरेर चलाउन सक्ने गरी त्यो मापदण्डमा व्यवस्था गरिएको छ।
0: निर्वाचन आयोगका अनुसार मंगिर 4 गते एम्बुलेन्स, सब वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोर मैला ओसार पसार गर्ने तथा दूध बोक्ने सवारी साधन चल्नेछन्। त्यसै गरी त्यो दिन पत्रकारको सहज आवागमनको लागि सूचना विभाग वा संचार गृहबाट जारी गरिएका परिचय पत्रका आधारमा सवारी साधन चलाउन पाइनेछ। साथै अस्पतालमा कार्यरत परिचय पत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सवारी साधन पनि चल्न पाउनेछन्। तर निर्वाचनको दिन सार्वजनिक र निजी यातायात साधन भने चलाउन पाइन्न। सार्वजनिक र निजी यातायात साधन नचल्दा मतदातामा पर्ने असर कम गर्न आयोगले के वैकल्पिक व्यवस्था गरेको छ? निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल:
4: सबै मतदान केन्द्रहरू र मतदान स्थलहरू व्यवस्थापन गर्दाखेरि ज जसको मतदाता नामावली छ त्यसको वरिपरि हुने गरी नै व्यवस्था गरिया हुन्छ। मतदाताहरूको लागि यातायातको आवश्यकता पर्दैन। यदि अब तपाईँ जिल्लै छोडेर अर्को जिल्लामा हुनुहुन्छ भने त अघिल्लो दिन जानु पर्यो, होइन? नभए मतदाताको लागि वाकिङ डिस्टेन्समा मतदान केन्द्रहरू हुन्छन्। पहाडको दूर दरारमा कहीँ कहीँ एक डेढ घन्टाको वाकिङ डिस्टेन्स पनि हुनु सक्छ। अब अशक्त अपाङ्ग हिँडुल गर्न नसक्ने छुट्टै व्यवस्था छ, त्यसको लागि निर्वाचन अधिकृतबाट पास लिएर जान सकिने गरी व्यवस्था गरेको छ। र अहिले यो निर्वाचनमा यातायातको दृष्टिकोणबाट धेरै लचिलो नीति आयोगले अवलम्बन गरेको छ, त्यो कुराहरू यहाँले देख्नुहुन्छ।
0: आयोगले गरेको व्यवस्थाको जानकारी मतदाताले कसरी थाहा पाउँछन्? फेरि प्रवक्ता शालिग्राम शर्मा पौडेल:
4: त्यो त अब हामीले सार्वजनिक गरेका छौँ नि, यो अहिले तपाईँसँग बोले मैले यसरी थाहा भयो, हाम्रा फेसबुकमा गएको छ, हाम्रो ट्विटरमा गएको छ, रेडियो पत्र पत्रिका टेलिभिजनमा गएको छ, हाम्रो वेबसाइटमा छ, यसरी गरेका छौँ, होइन? सर्वसाधारणलाई पासको कुरै आएन, त्यो दिन हामीले नेपाल सरकारलाई सार्वजनिक विदाको घोषणा गर्न पनि हामीले अनुरोध गरेका छौँ। त्यसो भएको हुनाले त्यो दिन त वाकिङ डिस्टेन्समा जाने, भोट खसाल्ने, घर आएर बस्ने, त्यो हो नि त कुरा।
0: आगामी मंगिर 4 गते हुने निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा गरी जम्मा कति सांसद चुनिन्छन्? यस प्रश्नको उत्तर दिनुअघि नेपालमा अहिलेसम्म भएका संसदीय निर्वाचनमा चुनिने सांसदको संख्याको बारेमा चर्चा गरौं। विक्रम सम्मत 2015 भएको पहिलो प्रतिनिधि सभा निर्वाचनबाट 109 जना सांसद चुनिएका थिए। 2047 भएको प्रतिनिधि सभा निर्वाचनमा 205 निर्वाचन क्षेत्रबाट 205 जना सांसद चुनिए। 2051 र 56 चुनावमा पनि 205 जना सांसदकै लागि प्रतिनिधि सभाको चुनाव भयो। 2064 संविधान सभाको चुनावमा निर्वाचन क्षेत्र बढाएर 240 पुर्याइयो। चुनाव पनि प्रत्यक्ष र समानुपातिक गरी दुई विधिबाट भयो। प्रत्यक्षमा 240 र समानुपातिकमा 335 सांसद मतदानबाट चुनिए भने 36 जना मनोनित सहित 601 जनाको संविधान सभा गठन भयो। 64 गठित संविधान सभाले संविधान बनाउने काम पूरा गर्न नसकेपछि 2070 पनि 601 प्रतिनिधिका लागि नै संविधान सभाको दोस्रो निर्वाचन भयो। संविधान सभा मार्फत 2072 नयाँ संविधान जारी गरियो। देशको शासकीय स्वरूप संघीय संरचनामा रूपान्तरित भयो। 7 प्रदेश गठन भए। संघमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी 2 सदन र प्रदेशमा प्रदेश सभाको व्यवस्था गरियो। निर्वाचन क्षेत्रको संख्या घटाएर 165 बनाइयो। 2074 भएको निर्वाचनबाट समानुपातिक 110 र प्रत्यक्ष निर्वाचित 165 गरी 275 जना सांसद सम्मिलित प्रतिनिधि सभा गठन भयो। यही मंगिर 4 गते हुने निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि अहिले 2187 पुरूष र 225 जना महिला गरी जम्मा 2412 जना र प्रदेश सभातर्फ 2943 पुरूष 280 महिला गरी जम्मा 5636 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी कतिजना सांसद चुनिँदैछन्? निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भूषाल।
11: प्रदेश सभामा 275 जना र प्रदेश सभामा 550 जना गरी 825 जना चाहिँ निर्वाचित हुनुहुन्छ। त्यसमा एफपिटिभी र समानुपातिक दुवै तर्फको गरी प्रतिनिधि सभामा 275 प्रदेश सभामा 550 जना चाहिँ निर्वाचित हुनुहुन्छ।
0: प्रदेश सभा र प्रतिनिधि सभामा चुनिएका व्यक्तिले गर्ने काम एउटै हो कि फरक फरक हुन्छ? फेरि ऋषिराम भूषाल।
11: प्रतिनिधि सभाको चाहिँ काम चाहिँ नेपालको संविधानले तोकेको अधिकार बमोजिमको विषयमा कानून तर्जुमा गर्ने, नीति निर्माण गर्ने, अध्ययन अनुसन्धान गर्ने, संवैधानिक निकायको प्रतिवेदनको पर जाँचबुझ गर्ने, संविधानमा उल्लेखित निर्देशक सिद्धान्त तथा नीति र दायित्वको कार्यान्वयनको सन्दर्भमा अध्ययन अनुसन्धान गर्ने, सरकारको गठन गर्ने लगायतका कामहरू चाहिँ प्रतिनिधि सभाले गर्छ। प्रदेश सभामा चाहिँ नेपालको संविधानले तोकेको अधिकार बमोजिमको विषयमा आफ्नो प्रदेशभित्रको कानूनको तर्जुमा गर्ने, नीति निर्माण गर्ने, प्रदेश सरकारको गठन गर्ने, प्रदेश सरकारको काम कारवाही उप निर्देशन गर्ने कामहरू प्रदेश सभाले गर्ने भयो। फरक के भयो भन्दाखेरि प्रतिनिधि सभामा जाने सांसदहरूले नेपाल सरकारको गठन लगायतका कामहरू गर्ने भयो, प्रदेश सभामा जानेले चाहिँ प्रदेश सरकारको गठन गर्ने र संविधानले तोकेको अरू कामहरू गर्ने भयो।
1: नेपालमा विक्रम सम्म 2072 नयाँ संविधान जारी गरियो। देशको शासकीय स्वरूप परिवर्तन भएर संघीय गणतान्त्रिक संरचनामा रूपान्तरित भयो। स्थानीय, प्रदेश र संघ अर्थात केन्द्र गरी 3 तहको सरकारको व्यवस्था भयो। प्रत्यक्ष अर्थात पहिलो हुने, निर्वाचित हुने र समानुपातिक गरी 2 किसिमको निर्वाचन प्रणालीबाट प्रतिनिधि र प्रदेश सभामा सांसदहरू चुनिने व्यवस्था लागू भयो। 2072 संवैधानिक व्यवस्था अनुसार नै 2074 स्थानीय, प्रदेश र केन्द्र अर्थात संघीय सरकारका लागि निर्वाचन भयो। स्थानीय सरकारले 5 वर्षे कार्यकाल पूरा गरेपछि गत वैशाखमा स्थानीय तहको निर्वाचन भइसकेको छ भने आगामी मंगिर 4 गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीमा गरिन्छ। प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा के फरक छ? संविधानविद नीलाम्बर आचार्य।
12: प्रत्यक्ष भने जनताका प्रतिनिधि हुन्, अप्रत्यक्ष समानुपातिक भने पार्टीले मनोनित गरेका हुन्। पहिलेबाटै पार्टीले मैले यिनीलाई मनोनित गर्नेछु, मेरो भागमा कति पर्दछन् मतदानमा जनताले मत दिन्छन्, कुन पार्टीलाई पार्टी कलाई कति दिन्छन्, पार्टी खलाई कति दिन्छन्, त्यही अनुपातमा उनीहरूले चाहिँ मनोनित गर्दा फेरि पुरुष, महिला, जात, जनजाति, दलित, मधेसी इत्यादिको जे जे अनुपात छ त्यो अनुपातमा चाहिँ उनीहरूले मनोनित गर्ने हो।
1: प्रत्यक्ष अर्थात पहिलो हुने, निर्वाचित हुने विधिबाट हरेक निर्वाचन क्षेत्रमा एकजना उम्मेद्वार विजयी हुन्छन् भने समानुपातिक निर्वाचन प्रणालीमा सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानिन्छ। निर्वाचनमा सहभागी दललाई प्राप्त मत प्रतिशतका आधारमा सीट बाँडफाँड गरिन्छ। निर्वाचनमा महिला, दलित, उत्पीडित, अल्पसंख्यक समूहको प्रतिनिधित्व सुनिश्चित होस् भनेर समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको हो। तर नेपालमा समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरिन थालेको बताउनुहुन्छ संविधानविद नीलाम्बर आचार्य।
12: समानुपातिक भन्दा खास गरेर जनताको राम्रो प्रति होस्, विज्ञहरू पनि आउन्, अनि जो चाहिँ भोट मार्फत आउन सक्दैनन् ती चाहिँ समानुपातिक मार्फत आउन, ती त्यस्ता हुन् जो संसदमा चाहिँ एकदमै सरकारलाई जिम्मेवार बनाउन र सरकार गठन गर्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हुन्। यी सबै कुरा हेरेर चाहिँ समाज पार्टीको व्यवस्था गरिएको हो, त्यसको दुरुपयोग भएको छ।
0: निर्वाचन आयोगले मंगिर 4 गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन कार्यनिर्देशिका 2079 दफा 28 तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका 2079 दफा 28 बमोजिम समानुपातिक तर्फका उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। समानुपातिक तर्फ रहेका उम्मेद्वारहरूको बन्द सूची भनेको के हो? निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडी:
13: सम्बन्धित राजनैतिक दलहरूले हामी निर्वाचनमा भाग लिन्छौँ भनेर उहाँहरूले आयोगले तोकेको अवधिमा निवेदन गर्नुहुन्छ। सोका आधारमा सम्बन्धित प्रदेशको जति सदस्यको निर्वाचन हुने हो बढीमा त्यति र घटीमा त्यसको 10% अर्थात् हरेक दलले बढीमा 110 सदस्यसम्म उठाउन पाउँछन् र घटीमा 11 उठाउन सकिने गरी दलले उम्मेद्वारहरूको नामावली संविधान र कानूनले तोके बमोजिमको प्रतिशतमा अथवा समानुपातिक समावेशिताको सिद्धान्त बमोजिम हुने गरी उहाँहरूले नामावली पेश गर्नुहुन्छ। यो अन्तिम बन्द सूची भनेको आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मतदानमा दलहरूले पाउने मतलाई आधार मानेर प्रतिनिधित्व गर्ने प्रणाली हो।
0: आयोगले सार्वजनिक गरेको बन्द सूची अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा गरी 5,907 समानुपातिक तर्फ उम्मेद्वार रहेका छन्। त्यसमध्ये प्रतिनिधि सभाका लागि मात्र नेपाली काँग्रेसबाट 108, नेकपा एमालेबाट 110, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबाट 110 र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट 88 उम्मेद्वार प्रस्ताव गरिएको छ। मंगिर 4 गते निर्वाचन सम्पन्न भएपछि उनीहरूमध्ये को को सांसद चुनिन्छन् र उनीहरू कसरी चुनिन्छन्? फेरि निर्वाचन अधिकृत गोकर्णमणि दुवाडी:
13: यो हामीले प्रतिनिधि सभाको कुरा गर्ने हो भने नेपाल देशभरिको एउटा निर्वाचन क्षेत्र मानिन्छ। यसमा 110 सदस्य निर्वाचित हुन्छन्। त्यसमा देशैभरिबाट कुल मतलाई हामीले आधार मानेर दलहरूले पाउने मत विभाजन गर्छौँ। त्यसमा जति सदरमत हुन्छ त्यो सदरमतको 3% थ्रेसहोल्ड छ प्रतिनिधि सभामा भने प्रदेश सभामा 1.5% थ्रेसहोल्ड छ। यदि कुनै पनि दलले यो प्रतिनिधि सभाको कुल सदरमतमा 3% भन्दा कम मत प्राप्त गरे भने त्यो सिट विभाजनमा गणना गरिँदैन। त्यस कारणले कम्तीमा प्रतिनिधि सभातर्फ सदरमतको 3% प्राप्त गर्ने राजनीतिक दलले 110 सिट मध्ये समानुपातिक हिसाबमा कति आउँछ त्यो सिट बमोजिम चाहिँ उहाँहरूले त्यो सिफारिस गर्न सक्नुहुन्छ। त्यो सिफारिस गर्ने भनेको उम्मेद्वार यो चाहिँ अस्ति हामीले 9 प्रकाशित गरेको अन्तिम बन्द सूचीमा समाहित उम्मेद्वारहरूको सूचीबाट उहाँहरूले सिफारिस गरेर पठाउनुपर्छ।
0: कुनै पनि उम्मेद्वारले मतदातालाई धम्क्याई, डर देखाई वा कुनै प्रलोभन नपारी भोट माग्न पाइँदैन। यस्तो गर्नु गैर कानूनी पनि हो। तर निर्वाचनको मुखमा मतदातालाई विभिन्न प्रलोभनमा पार्ने, पैसा बाँड्ने, मासुभात खुवाउने, खानेकुरा, लत्ता कपडा बाँड्ने गरेको पनि सुनिन्छ। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुषाल यसो गर्नु मतदानको दुरुपयोग हो भन्नुहुन्छ।
14: कसैले चाहिँ डोप प्रलोभनमा फसेर चाहिँ मतदान गर्न पाइँदैन, त्यो आचार संहिताको विपरीत कार्य हो। त्यो दिने मान्छे पनि आचार संहिताको चाहिँ उल्लङ्घन गरेको हुन्छ र दिनेले पनि त्यसरी चाहिँ प्रलोभनमा फसेर चाहिँ मतदान गर्नु हुँदैन। त्यो चाहिँ आफ्नो बुद्धि विवेक प्रयोग गरेर आफूलाई उपयुक्त लागेको उम्मेद्वारलाई मतदान गर्ने हो। लोभ लालचमा फसेर चाहिँ मतदान गर्नु होइन। यो चाहिँ कानुनी रूपमा यो राम्रो पनि होइन र यो गर्न पनि पाइँदैन।
0: कानून त प्रलोभनमा परि डराई वा लोभ लालचमा बहकेर भोट हाले त्यसो गर्ने मतदातालाई समेत कारवाही गरिन्छ। फेरि निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुषाल:
14: आचार संहिता उल्लङ्घन गरेको आयोगले चाहिँ त्यसको जानकारी आयो भने त्यसको प्रमाणित हुन गयो भने आचार संहिता विपरीतकै कारवाही हुन्छ।
1: हरेक निर्वाचनमा मतदान कार्य सकिएपछि तत्कालै मत गन्न थाल्नुपर्छ। मत गर्ने ठाउँ सुरक्षित हुनुपर्छ। छिटो छरितोसँग मत गर्न सक्दा नतिजा पनि छिटो छिटो निस्कन्छ। तर मतगणना प्रक्रिया ढिलो हुँदा निर्वाचन आयोग र अन्य सरोकारवालाहरूले समेत आलोचना खेप्नुपर्छ। यसपालि मंगिर 4 गते हुने निर्वाचनमा मतगणनाको प्रक्रिया के हुन्छ? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल:
2: मंगिर 4 गते बिहान 7 5 तोकिएका केन्द्रमा घर मतदाताले मत हाल्दछन् र त्यसलाई चाहिँ अब जनप्रतिनिधिले अन्तिममा चाहिँ त्यो मत हाल्ने समय सकिएपछि अब समय सकियो भनेर हामी चाहिँ शिरबन्दी गरेर त्यो सुरक्षित साथ निर्वाचन अधिकृत कार्यालयमा ल्याएर ती मतपेटिकाहरू बुझाइन्छ र सबै अब त्यो निर्वाचन क्षेत्र कन्स्टिट्युएन्सी जति छ त्यो भित्रका सबै मतदान केन्द्रका मतपेटिकाहरू आएपछि कति बेला कुन समयमा चाहिँ मतगणना सुरु गर्ने भनेर छलफल गरेर नोटिस गरिन्छ र त्यही तोकिएको मिति र समयमा गणना प्रारम्भ हुन्छ। जसमा सदर बदर छुट्याएर उम्मेद्वारको चिन्ह अनुसार चाहिँ कुन कुन उम्मेद्वारले कति मत प्राप्त गरे भनेर टुङ्गो लगाउने, त्यसको अभिलेखीकरण गर्ने, त्यसलाई प्रमाणीकरण गर्ने, परिणाम निकाल्ने, को विजयी भयो भनेर परिणाम निकाल्ने प्रक्रिया नै के हो त मतगणना प्रक्रिया हो।
1: नेपालमा विगतमा भएका चुनाव हेर्ने हो भने पनि मतगणना प्रक्रिया झन्झटिलो र ढिलो भएको पाइन्छ, जसले गर्दा परिणाम सार्वजनिक हुन लामो समय कुर्नुपर्छ। मतगणना गर्न बढी समय लाग्नुको कारण बताउँदै हुनुहुन्छ निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल।
2: अरूमा त त्यस्तो ढिलो होइन, स्थानीय तह निर्वाचनमा किन ढिला भयो भन्दा एउटा ठुलो पानामा 6 मतपत्र 7 प्रतिनिधिलाई एकैपटक मत हाल्नु परेको थियो, त्यस कारणले अरू बेला एउटा मतगणना गर्न लाग्नुभन्दा त्यहाँ चाहिँ 6 गुणा 7 गुणा बढी समय लाग्थ्यो, त्यसले गर्दाखेरिमा 6-7 रिजल्ट चाहिँ निकाल्दाखेरिमा चाहिँ सबैले हेर्दाखेरिमा त्यो ढिलो भएको जस्तो हो। अब कुनै पलमा सदर बदरमा अल्मलियो, अलिकति प्राविधिक कारणले गर्दा त्यो अलिकति ढिला भएको हो, अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्यति ढिलो हुँदैन।
1: निर्वाचनको बेला सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न चुनौतीपूर्ण हुने गरेको छ। निर्वाचनको बेला ठाउँ ठाउँमा झडप हुने, मतपेटिका लुकाउने वा बोकेर भाग्ने, मतपत्र च्यात्ने लगायतका क्रियाकलाप हुने गर्छन्। मंगसिर 4 हुने निर्वाचन लक्षित गरेर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा र केही वाम दलले चुनाव बहिष्कार गर्ने घोषणा पनि गरेका छन्। यसले गर्दा यसपटकको निर्वाचनमा पनि सुरक्षा व्यवस्था चुनौतीपूर्ण हुन सक्ने देखिएको छ। गत वैशाख 30 भएको स्थानीय तह चुनावमा पनि सुरक्षा व्यवस्थालाई चुनौती दिने खालका विभिन्न घटना भएका थिए। आसन्न मंगसिर 4 हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था तयारी कसरी गरिएको छ? गृह मन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेल।
15: 3 सुरक्षा घेरा रहेको हुन्छ, मतदान केन्द्रमा नेपाल प्रहरी र म्याजी प्रहरी हुन्छ, र बाहिरी घेरामा चाहिँ सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको हुन्छ। अब मतदान केन्द्रमै चाहिँ ढुक्कसँग सशस्त्र प्रहरी सेना हुँदैन, तर उनीहरूले बाहिर घेरा चाहिँ मोबिलिटी दिइरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि कसैलाई कुनै किसिमको अप्ठ्यारो परो, मतदान कार्यमा जान रोकावट हो, कसैले जानु दिएन, कसैले प्रेसर गर्यो भने सबैले स्थानीय प्रहरीको टेलिफोन नम्बर 100 र जिल्ला प्रहरी प्रमुखको 4-5 र सिडिओको 4-7 फोन गरेर सहयोग लिन सक्नुहुनेछ।
1: 77 जिल्लाका 22,227 मतदान केन्द्र मध्ये 3,065 मतदान केन्द्रलाई प्रहरीले अति संवेदनशील र 4,478 मतदान केन्द्रलाई संवेदनशील भनी पहिचान गरेको छ। बाँकी रहेका अन्य सबै मतदान केन्द्र प्रहरीको सामान्य सूचीमा छन्। 7 प्रदेशमा 1,86,693 जना सुरक्षाकर्मी परिचालनको तयारी रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता टेक प्रसाद राई।
16: निर्वाचन कार्यलाई जिल्ला प्रहरीहरू परिचालन भइसकेको नै छन्। म्याजी प्रहरी पनि हामीले भर्ना गरेर 1,15,000 मुलुकभर चाहिँ परिचालन हुँदैछ भने अब केही जिल्लाहरूमा हाम्रो प्रहरीहरू चाहिँ अबुक भएको हिसाबले हामीले केन्द्रबाट कार्यालयमा अति आवश्यक काम गर्ने बाहेक अन्य प्रहरी कर्मचारीहरूलाई हिजोदेखि हामीले चाहिँ थप मद्दतको लागि प्रदेशको जिल्लाहरूमा खटाइरहेका छौँ।
1: विभिन्न राजनीतिक दलबाट उठ्ने उम्मेद्वार त छँदैछन्, मंगसिर 4 निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरू पनि उल्लेख्य संख्यामा छन्। मंगसिर 4 हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा देशभरबाट 867 जना स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन्। नेपालको चुनावी इतिहास हेर्दा शुरूवातीदेखि नै स्वतन्त्र उम्मेद्वारी परेको पाइन्छ। 2004 सालमा भएको नगरपालिका चुनावमा उठ्ने सबै 21 जना उम्मेद्वार स्वतन्त्र हैसियतमा थिए। 2015 सालमा भएको निर्वाचनमा मात्र दलबाट उम्मेद्वार बनेको पाइन्छ। त्यो बेला 109 सीटका लागि भएको चुनावमा 268 जना स्वतन्त्र उम्मेद्वार थिए, तीमध्ये 4 निर्वाचित भएका थिए। 2048 सालमा भएको निर्वाचनमा 19 जना स्वतन्त्र उम्मेद्वार चुनाव लड्दा 3 निर्वाचित भए। 2051 सालमा 385 जना स्वतन्त्र उम्मेद्वार मध्ये 7 निर्वाचित भए भने 2056 सालको निर्वाचनमा 633 जना स्वतन्त्र उम्मेद्वार थिए, तर कसैले पनि जितेनन्। 2064 सालको संविधान सभा चुनावमा 816 जनाले स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका थिए, तीमध्ये 2 निर्वाचित भए। 2065 सालमा 6 लागि भएको उपनिर्वाचनमा 16 स्वतन्त्र उम्मेद्वार थिए, तर कसैले जितेनन्। 2070 सालमा भएको दोस्रो संविधान सभा चुनावमा 1,144 जना स्वतन्त्र उम्मेद्वार मध्ये 2 मात्र निर्वाचित भए। 2074 सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा 442 जनाले स्वतन्त्र उम्मेद्वारी दिँदा हुम्लाका छक्क बहादुर लामा मात्र निर्वाचित भए। यसरी नेपालमा भएका निर्वाचनको इतिहास हेर्ने हो भने स्वतन्त्र उम्मेद्वारको संख्या बढ्दै गएको पाइन्छ। जनताबाट प्रत्यक्ष चुनाव लडेर सांसद बनेका स्वतन्त्र सांसदहरूको भूमिका संसदमा कस्तो हुन्छ? कानूनविद चन्द्रकान्त गेवाली:
17: संसदभित्र चाहिँ जति पनि स्वतन्त्र सांसदहरू हुन्छन् होइन, दलको हित लाग्दैन, स्वतन्त्र तरिकाले आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ अनि मतदान गर्न सक्नुहुन्छ, मत दिन सक्नुहुन्छ। यति मात्र हो कि स्वतन्त्र उम्मेद्वार चाहिँ बहुमतको सरकारको प्रधानमन्त्री हुन सकेन होइन, अब अपोजिसन पनि हुन सकेन, त्यस पछाडि माइनोरिटी पनि हुन सकेन, केवल चौथो प्रधानमन्त्रीको हकमा चाहिँ अरू दलहरूको सपोर्ट जनायो भने या समर्थन जनायो भने त्यो प्रधानमन्त्री बन्न सक्नलाई उनलाई चाहिँ ठाउँ रहन्छ अरे। जनताबाट जसरी जितेर आयो के एजेन्डाहरू जनताका लिएर आएका थियो, जनताको म्यान्डेटको त्यो म्यान्डेटलाई उहाँहरूले पुलस्त तरिकाले राख्न सक्नुहुन्छ।
1: हवस् त, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ मंगलबार आउने नै छौ। तबसम्मका लागि हामी सबै बिदा हुन्छौ। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 88।
2: यो हेर्नुहोस् त कस्तो राम्रो है, त्यो भन्दा त मलाई यही नै राम्रो लाग्यो।
3: कुरै गर्ने हो भने त मलाई सबभन्दा राम्रो त तिमी नै लाग्छ।
2: छ्या कुरा पनि, मैले पसलमा बेच्न ल्याएको खेलौनाको कुरा गरिरहेको छु, तपाईँ भने एकातरको कुरा अर्कोतिर जोड्दै हुनुहुन्छ।
3: मलाई पनि तिमी कुनै कुनै बेला त खेलौना जस्तै लाग्छ क्या, क्युट काखमै राखिरह जस्तो लाग्ने।
2: कट्दिन, तपाईँले मलाई खेलौना ठानेको,
3: खेलौना जस्तै क्युट र माया लाग्दो लाग्छ भनेको
2: थाहा छ,

0: तिम्रो पक्कै लाग्छ हेर, पछि त मैले पनि मेरो मासु पसल खोल्न जानुपर्छ।
1: तपाईँको मासु पसल होइन, खसी कुखुराको मासु पसल हो।
0: त्यही हो।
2: ओहो, सरकारको जोडीको जय होस् है, जय होस्। बहुत मस्का मस्की छ त टक्क लाएर।
1: भिनाजु नमस्ते।
2: नमस्ते
3: नमस्ते
1: नमस्ते।
4: ओहो, अनि खेलौनाको पसल त ठुलै खोलेछौ त टक्क लाएर, कहिले किनेर ल्यायो यतिका सामान?
1: सबै रेडिमेड खेलौना होइन नि भिनाजु, यो रबर अनि यो प्लास्टिकको मात्र किनेको, यतातिरको यो काठको, कपडाको, डोरीको जति जम्मै मैले आफै बनाएको।
4: अरे यस्तो यस्तो पनि बनाउँदैछ
2: जम्मै?
0: अनि
4: ए, उसो भए त कायदा भइगयो नि होइन उत्सव?
3: त्यही त नि दाई,
0: अचम्म छ, मेरी बुढीले खेलौना बनाउन जानेर उत्सवलाई के कायदा भयो?
4: होइन होइन, हाम्रो पालिकाले वडा कार्यालय मार्फत हाम्रो वडामा बा समूहका लागि बालबालिकाको खेलौना बनाउने तालिम कार्यक्रम राखेको छ। तालिम दिने मान्छे नपाएर घुइरो घुइरो सुनेर रङ्गमती बहिनीलाई खोजे नि।
1: पक्का पनि रमादीले भने आउनुपर्छ हो भिनाजु?
3: अब सालीको सिप क्षमता बारे भिनाजुलाई थाहा हुन्न र?
0: दियो फेरि गफ, तँलाई थाहा नै भा भए अस्ति नै भनिसक्थिस्, तेरो पेटमा कुरो अडिन्न भन्ने थाहा छ कि मलाई पनि
3: यसका कुरा पनि।
0: अब तिमीहरू साली भेना कुरा गर्दै गर, म चाहिँ माथला गाउँ बोको लिन गएँ, म त्यसैबाट सिधै मासु पसल जान्छु ल है त।
4: ल ल ल, जे होस् रङ्गमती बहिनीले जानेको सिप हाम्रो बाउ समूहलाई काम लाग्ने भयो, नत्र सिकाउने मान्छे कहाँ खोज्ने भनेर तनाव पो भइरहेछ त हामीलाई।
1: सिकाउन त सिकाउने, तर यता फेरि मेरो पसल भर्खर सुरु भएको छ, यतै बिजी भइन्छ होला, फेरि यहाँ कसलाई छोडेर जानु तालिम दिन?
3: मिलाउन पर्यो क्या साल नानी, मिलाउन पर्यो। हाम्रो ओडामा मात्र नभएर पालिका भरकै पहिलो हुन्छ यो तालिम, अब सबैलाई राम्रो लाग्यो भने त अन्त अन्तबाट पनि बोलाउँछन् नि टक्क लाएर।
1: अनि सिकाउनु पर्ने चाहिँ बा समूहलाई रे, सिक्छन् त बाहरूले खेलौना बनाउन, पाँच सात दिन धैर्य भएर सिक्न त गाह्रै पो हुन्छ त।
4: त्यो चिन्ता हामीलाई छोडिदिनुहोस् कि रङ्गमती बहिनी, त्यो व्यवस्था त हामी मिलाउँछौँ नि, तपाईँले चाहिँ मजाले सिकाइदिए पुग्छ।
1: कुरो त ठिक हो जगतदाई तपाईँहरूको, तर मैले यस्तो तालिम पहिले एकचोटि दिँदा नराम्रो अनुभव भोगेको छु।
3: किन, कि कसैले मेरो साली नानीलाई नराम्रो भनेर?
1: कसैले केही भन्ने भन्दा पनि त्यस्तो तालिममा मान्छेहरूको ध्यान सिक्न भन्दा पनि आउने, मासु चिउरा खाने, भत्ता बुझ्ने अनि घर जानेमै हुने।
4: अँ, त्यस्तो पनि हुन्छ रे है कतै कतै त।
1: त्यसैले त भन्दैछु, सात दिनको तालिम उपलब्धि चाहिँ सुन्ने, त्यस्तो भए चाहिँ सिकाइन्न है, मैले दाईलाई पहिल्यै भनेको छु।
2: ल गरिखेत गरिखेत, सलेनकोट, भीमफेदी, माझकोट माझकोट, दिदी अलि पछाडि जान्न, पछाडि पछाडि जानु, पछाडि
5: कहाँ जाने, जा भनेर मात्र हुन्छ, ठाउँ हुनु परेन
2: किन छैन, त्यत्रो ठाउँ छ, त्यत्रो ठाउँ छ, पछाडि जान त, झ्यालतिर भर्क बस्नु, लाइन लाएर बस्नु, उता पल्टे पर्नु,
5: धेरै नकराऊ है भाइ,
2: भन्ने मान्नुहुन्न, पछाडि जान्न,
5: कस्तो होला ल,
2: हो त्यसरी बस्नु भनेको दाई, तपाईँ पनि पछाडि जान त, अलिक पछि जान त,
6: ल हो ल, कति गरेर दिदी, अलिकति ठाउँ छोड्नु त, म उतै जान्छु,
5: छोडि त राख्छु नि,
6: अलिकति
5: आया खुट्टा कुल्चियो, कस्तो मान्छे होला, हेरेर त हिँड्नुपर्छ नि,
6: सरी सरी सरी दिदी, देखिनँ क्या,
2: चौतारो झर्ने छ,
1: सौगात
6: अप्सरा कहाँ जानु लाग्यो,
1: सल्यानकोट गाउँपालिका, तपाईँ?
6: म त्यहाँ माथि माझकोटसम्म जाउँ कि भने,
1: ए
2: झर्ने छ,
1: आमा तपाईँ गैरीखेत झर्ने भने होइन दाई, गैरीखेत छ है,
2: ल अगाडि आउँदै गर्नु त,
1: यहाँ बस्नु सौगात, कसरी ब्रेक लगाएको होला,
6: सरी है अप्सरा छोइयो। ए तिमीलाई बधाई छ है, गाउँपालिकामा सिलाइ सिकाउने काम पाएछौ,
1: त्यसैको लागि गाउँपालिका जान लाग्यो,
6: सधैँलाई हो कि?
1: अहँ, अहिले तिन महिनाको बेसिक कोर्स गराउने कुरा भएको छ, पछि थपिने सम्भावना पनि छ भन्दै हुनुहुन्थ्यो सरले चाहिँ।
6: ए गजब भइगयो नि, अनि साँच्चै टेलर चाहिँ के गर्छौ त?
1: अहिले एउटा मान्छे राखेको छु, सानोतिनो सिलाउने उसले गर्छे, अरू आफै बिहान बेलुका गरेर गर्नुपर्ला।
6: ए व्यस्त हुने भयो तिमी त,
1: मैले खोजेकै यस्तै हो, आफ्नै काममा मात्र ध्यान गए अरूका कुरा सुन्न पर्दैन जस्तो लाग्थ्यो।

0: तपाईँ नभइदिएको भए
1: मैले त त्यति नाम लेखाइदिया त हो, तिमीले मेहनत नगरेको भए सबै हुन्थ्यो त।
0: मेरो लागि त त्यति नाम लेखाइदिनु पनि ठुलो कुरा हो, म आफै कहाँ सक्थेँ त्यो सबै गर्नु। तपाईँ माझकोट कामले नै जान लाग्नु भयो कि?
1: अँ, त्यहाँ उता माझकोटको एउटा साथी र म मिलेर त्यहाँ मासु पसलमा यहाँको खसी बोकाहरू लिएर बेच्ने गरेका छौँ, त्यसैको लागि खसी लिएर जानला।
0: आजभोलि व्यापार पनि अलि राम्रो भएको छ क्या हो?
1: पहिलाको भन्दा अलि राम्रो भएको छ।
0: ए
1: किन हाँस्यो?
0: एकपटक के त जङ्गलमा बाख्रा हराएर खोज्दा खोज्दै रातै परेको थियो नि।
1: त है अँध्यारोमा एक्कासी रुखको ठुटो देखेर तिमी तर्सेर भाग्यो होइन?
0: म तर्सेर भाग्यो अरे, आफू चाहिँ कति न नतर्से जस्तो। तर्सेर भाग त म माथि लडेँ होइन?
1: अहिलेसम्म सम्झिँदा रहेछ।
0: सम्झनालाई त बिर्सिनुपर्छ, मैले बिर्सेकै कहिले थिएँ र, बरु तपाईँले पो बिर्सिनु भयो।
1: होइन नि अप्सरा, तिमीलाई त्यस्तो लागेको मात्रै हो, मैले पनि तिमीलाई कहिले बिर्सेको छैन।
0: त्यसो भए हाम्रो सम्बन्ध सम्झनामा मात्रै सीमित हुन्छ हो, यसलाई विपना बनाउन सकिँदैन?
2: अङ्कल नमस्ते।
3: नमस्ते नमस्ते, के छ आयुष बाबु, सन्चै छौ?
2: हजुर अङ्कल, ठिकै छ।
3: अनि गाउँतिर गएको छौ कि छैनौ दजेल?
2: जाने भनेको त्यस्तै भइरहेछ, जानै पाइरहेको छैन भने। बरु बिचमा हजुर जानु भयो होला है?
3: म झन् कहाँ जानु, चुनावको बेला त जान पाइएन, अब अरू झन् के कुरा गर्ने।
2: गाउँमा त होलसेलवाला अङ्कल जानुभएको रहेछ होइन अङ्कल?
3: को, ती खनालबाट?
2: हजुर अङ्कल।
3: तिनी गएको त एक हप्तै हुन लाग्यो, अझै आएको छैनन्?
2: खै, अस्ति म पसलमै सोध्न गएको थिएँ, अझै आउनु भएको छैन भन्दै थिए।
3: ए अनि तिमीले किन खोजिरहेछ खनाललाई?
2: त्यही पसलमा एकाउन्टेन्टको काम मिलाइदिला भन्नुभएको थियो, त्यही भएर हो क्या रे।
3: ए
2: अहिले त त्यस्तै हो, पछि असारसम्मतिर होला कि भन्दै थिएँ।
3: अब आउलान्,
2: आएपछि भेट्नु पर्ला। अनि अङ्कल मलाई प्र्याक्टिस नेट दिनु न।
3: कस्तो क्रिकेट प्र्याक्टिस नेट भने?
2: हजुर अङ्कल।
3: कस्तो, राम्रो बाटो चाहियो कि अलि ठिक ठिकै?
2: ठिक ठिकैको दिनु न, राम्रोलाई त फेरि पैसा पनि राम्रै पर्ने होला।
3: इ यो हेर त, नाइलनको हो, 10x20 फिट, सस्तो पनि राम्रो पनि।
2: ठिकै छ, कतै च्याते साथीको त छैन नि है?
3: छैन, त्यस्तो छैन, तैपनि एकछिन ऊ त्यहाँ बेन्चमा बसेर हेर न, त्यस्तो रहेछ भने म एक्सचेन्ज गरिदिउँला।
2: ए हुन्छ, ल म हेर्छु है त अङ्कल।
0: अरे आयुष, तिमी पनि यहाँ, के किन आएको?
2: एउटा नेट लैजाउ कि भनेर, तिमी पनि आउँछौ भन्ने थाहा पाएको भए त म त्यतैतिरबाट आउँथे त।
0: अहिले मलाई देखेर ठिक्क पारे होला, आउँदा मलाई देख्छ कि भनेर लुक्की लुक्की आएको होला।
2: ल तिमीसँग किन लुक्नु पर्यो र, बस न।
0: खै अलि सर नि त, नेट पनि लैजान थाले रहेछौ, प्र्याक्टिस राम्रै चलिरहेछ नि होइन?
2: राम्रै चलिरहेछ भनौँ। अनि तिमी चाहिँ के लिन आयो कि त?
0: मलाई ग्लोभ्स चाहिएको थियो त्यही भएर।
2: ए
0: अनि एउटा कुरा झुट नबोली भन त आयुष।
2: के हो भन न।
0: तिमी त अचेल रोहनसँग क्रिकेट प्र्याक्टिसमा जान छोड्या छ अरे त, के हो?
2: अचेल म त्यहाँ जाँदिनँ उसँग।
0: अनि कहाँ प्र्याक्टिस गर्न जान्छौ त?
2: म अचेल आफै घरमै प्र्याक्टिस गरिरहेको छु।
0: के रे, आफै घरमा रे?
2: जता भयो नि सिक्ने त, अनि घरमै सिकिराखेको छु, भइहाल्यो नि।
0: के भने तिमीले, म तिमीलाई केही कुरै बुझ्न सक्दिनँ।
2: के भयो र, के बुझेन हो?
0: अनि रोहनले त कस्तो राम्रो टेक्निक दिन्छ, मान्छे पनि एकदम लेबोरियस छ भने होइन तिमीले पहिला त खुब प्रशंसा गर्थ्यौ त, अचेल के भयो र फेरि?
2: त्यस्तो केही होइन, आफूलाई त्यहाँ फिल्डमा जानै मन लागेन, त्यही भएर हो क्या, अरू केही होइन।
0: अनि यति राम्रो सिकाउने मान्छे हुँदाहुँदै तिमीलाई चाहिँ किन फेरि आफै सिक्नु पर्यो त?
2: मान्छे राम्रो सिपालु भएर के गर्नु त खुसबु, जब आफूलाई उसँग सिक्नै मन लाग्दैन, कम्फर्टेबल फिलै हुँदैन भने के गर्नु त?
0: त्यही त बुझिरहेको छैन मैले, तिमीलाई मन नलाग्नुको कारण के हो भन त आयुष।
2: खास चाहिँ त्यस्तो के होइन हौ, छोडौ अहिले यिनी कुराहरू, बरु यता हेर त खुसबु, यो नेट हेरौ भनेको अल्झेर दिक्कै पार्यो, खोल्नलाई केही आइडिया देऊ न।
0: खै त डोरी पहिला ल्याऊ त मलाई, यसलाई त्यहाँबाट घुमाऊ, त्यसरी होइन गाँठो पर्छ यताबाट।
2: ल ल
0: ल, अब बिस्तारी त्यो तान त तलको, ल अब बिस्तारी खोल्दै जाऊ है। भइहाल्यो नि, भएन
2: भयो भयो
0: साँच्ची आयुष, तिमीले रोहनले झगडा गरे हो?
2: होइन भने किन झगडा गर्नु र?
0: अनि किन त, अस्ति त सँगै घुम्न गएको होइन? एकाएक फेरि के भयो भन त?
2: त्यही घुम्न गएको भएर त यस्तो भइरहेछ त।
0: के रे घुम्न गएको भएर रे?
2: ए भए यार छडा, यहाँ पसलमा बसेर यस्तो कुरा नगरौ। म टाइम मिलाएर आफै भनौँला नि तिमीलाई।
0: होइन तिमी आजकल रोहनसँग खेल्न पनि जाँदैनौ, के हो भन्दा पनि भन्दैनौ, मान्छे नै अर्कै अर्कै भएको छौ। के भएको छ तिमीलाई अचेल भन्न त?
4: नमस्ते, म कालिम्पोङदेखि अक्षरा विश्व शर्मा। मलाई यो रुपेकोमा फल नाटक धेरै मनपर्छ है। कहिलेदेखि सुन्दै आएको प्रत्येक अङ्कहरू कहिले पनि छुटाउँदिन। मलाई त्यसमा भएको पात्रहरू पनि सबै राम्रो लाग्छ। नेपाली हुनुहुन्छ नि पात्र, उहाँ चाहिँ अलिकति सुधै हुन्थ्यो जस्तो लाग्छ। अनि सानो बाबु सन्देश पनि अलि चुक्री हुन्थ्यो जस्तो लाग्छ। अनि उत्तरले पनि छर्लाई गर्ने माया हल्का हुन्छ नि त है, डक्कलाई के गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ भनेर उहाँले अलिकति सोच्दै हुन्थ्यो जस्तो लाग्छ। अनि हाम्रो जगत दादा मलाई चाहिँ धेरै मनपर्छ, सबैजनालाई एकदम राम्रो लाग्छ है। यही नै हो सल्लाह सुझाव, त्यस्तो केही छैन है, केही भएछ भनौँ भन्दै गराबरू।
5: गत हप्ता सोधेको प्रश्न थियो, छोरा छोरीलाई रङ र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत? यसको सही उत्तर हो गलत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुमबाट रेणुका जीएम पुन, दैलेखबाट खगेन्द्र नेपाली, रोल्पाबाट प्रेम कुंवर र कञ्चनपुरबाट श्यामकली राणा विजेता बन्नु भएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, मास्कोटमा बाल बालिकाका लागि हानि नगर्ने घरायसी खेलौना पसल कसले सुरु गरेको छ? प्रश्न फेरि एकपटक, मास्कोटमा बाल बालिकाका लागि हानि नगर्ने घरायसी खेलौना पसल कसले सुरु गरेको छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार सुरुमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 21
2: ल आउनुहोस् बस्नुहोस् यता।
3: मित लगाएको त्यो दिन त म कहिले बिर्सिन्न नि शशी, मलाई त ठुलै चार जस्तै लागेको थियो।
2: मलाई त के नभए जस्तो डर लागेको थियो। आमाले अरूकै घरमा पठाइदिन लाग्यो हो कि भन्ठाने थिएँ मैले।
4: कति वर्षको हुनुहुन्थ्यो र तपाईँहरू मित लगाउँदा?
3: 7 वर्ष पुरा भएर 8 हिँड्दै थियौँ है नि।
2: हो क्या रे,
4: दुवैजना?
3: हामी दुवै एकै दिनमा जन्मियो। फेरि सानैदेखि मेरो आमा र मितिनी आमा एकदम मिल्ने साथी रे के।
2: पछिसम्म आउजाउ भइरहोस् भनेर हामीलाई मितिनी लगाइदिएको रे।
3: त्यसपछि त मेरो मुखैमा मितिनी मात्र आउँथ्यो। घरमा खिर पकाए नि मितिनीलाई लगिदिनु पर्ने, कसैले केही दिए पनि मितिनीलाई देखाउनु पर्ने।
2: बिहा गरेपछि त मितिनीलाई बिर्सिहाल्नु पर्ने। मितिनीले 2-4 दिन बस्ने गरी आउनुहोस् भन्दा पनि नआउने, घरमै आउनु पर्ने है भेट्न।
3: तपाईँको नेत्र दाइले नपठाएपछि के गर्ने त? जान्छु भने त हुनु पर्दैन भन्नुभयो।
2: तिनलाई अब म के चाहिन्थ्यो? पहिला पो मेरो मितिनीलाई फकाउनु थियो र कामै नपरी बोल्न आउँथे। भेटौँ न मात्रै तिनलाई जान्या छु।
4: हेलो, शशी दिदीसँग बाहिर छु क्या, भिडियो गर्न मिल्दैन क्या।
2: ओ, हाम्रो भाइको भिडियो कलको निम्ति आयो।
3: कसको
2: के अरे हरिस?
4: दिदी नकराउनु न।
2: ए तनु तनु, हेर्नु नि जुन बेला पनि त्यही केटीसँग गफ गरिरहन्छ।
4: त्यस्तो होइन के।
2: साँच्ची मितिनी, मैले अनन्तलाई भेटेको थिएँ नि। घर आउँदा एउटै बसमा परेका थियौँ।
4: को हो अनन्त भने?
3: कोही होइन के। ए छोडिदिनुहोस् न मितिनी, अर्काको गफ नगरौँ न है। लुगा सुक्यो होला, बरु म उठाएर आउँछु।
2: तपाईँ बस्नु न मितिनी, म लुगा उठाइदिन्छु। मलाई टोयलेट पनि जान मन लागिरहेछ।
3: ल ल, नसुक्या लुगा चाहिँ डोरीमै छोडिदिनु है।
2: हुन्छ हुन्छ।
3: के हो हरिस, मुसु मुसु आस्ते मोबाइल चलाएको छ? तनुको म्यासेज हो?
4: होइन दिदी,
3: अब कुसुम मन पर्न छोड्यो? पहिला त खालि कुसुमको पछि लागेको थियौ त।
4: म मात्र पछि लागेर के गर्ने, उसले चाहिँ वास्तै गर्न छोडी, मलाई त झ्याउ लाग्छ दिदी। त्यही बेलामा तनुले मन पराउँछु भने मैले पनि यस भन्दे।
3: त्यो तनु त कस्तरी सुर्दी छ, मलाई त मनै पर्दैन। कुसुम जस्तै राम्री गर्लफ्रेन्ड पो गर्लफ्रेन्ड त।
4: राम्री भएर त होला नि घमण्डी भएको। मैले कति पटक मन पराउँछु भने एस पनि नभन्ने, नो पनि नभन्ने, सधैँ उसैको पछि लागिरहन्छ भनेर होला नि भाउ खोजेको। म पनि के कम, उसैलाई देखाउनलाई हो मैले तनुलाई यस भने।
3: हरिस, तिमीले कस्तो कुरा नबुझेको, मुखले यस नो भन्नुपर्छ र? व्यवहार देखेर थाहा भइहाल्छ नि। मलाई त कुसुमले तिमीलाई मन पराउँछ नि जस्तो लाग्छ है।
4: मनमा माया भए त मुखले यस भन्ने के गाह्रो रहे इन्दु दिदी।
3: बरु म कुसुमलाई सम्झाइदिन्छु, तिमीसँग त कुसुम नै सुहाउँछ, त्यो तनुसँग त तिम्रो जोडा त यति पनि मिल्दैन। बरु मै कुरा गरौँला के कुसुमसँग।
4: एउटा कुरा नढाटी भन्नु त इन्दु दिदी, तपाईँ सधैँ कुसुम र मलाई मिलाउन खोज्नुहुन्छ, कुसुम र म नजिक होस् भन्ने चाहनुहुन्छ, किन भन्नु त, केही विशेष कारण छ र?

0: भन्नुहोस्।
1: ए विवेक दाई पो,
2: ओए के गर्दै थिइस् भन् त मलाई।
1: ए दाई त्यस्तो केही पनि होइन के, यसो गीत सुन्दै तरकारी केलाउँदै थिएँ।
2: ढोकाको कब्जै खुस्किने गरी डङ डङ पार्दा नि थाहा नपाउने भनेपछि।
1: दाई पनि अति भन्दिनँ क्या, खासमा हाम्रो घरबेटी बा फेरि भाडा माग्न आएछन् कि जस्तो लागेर क्या।
2: जहाँ पनि यो घरबेटी आतंक चाहिँ छ यार, कहिलेकाहीँ त मुला यिनीहरूकै घर किनेर यिनीहरूलाई भाडामा बसाइदियो जस्तो लाग्छ।
1: तपाईँलाई त भाडा तिर्न के टेन्सन हो र, तपाईँलाई त भन्ने बित्तिकै चटनी काठ आइहाल्छ।
2: काठको कुरा मात्रै भन्दा पनि यहाँ आफूलाई अर्कै टेन्सन भइरहेछ।
1: के भयो र दाई त्यस्तो, कि घरबेटी बड्डाले घर चाहिँ बनाउने प्लान गर्यो हो दाई?
2: चुपलाक, खाली नचाहिने कुरा गर्छ।
1: त्यस्तो के भयो र विवेक दाई, कि फेरि किचकिच गरे घरबेटीले?
2: किचकिच मात्रै गरे भए त हुन्थ्यो नि, तर भेट्न चाहिँ भेट्छ कुन दिन घरबेटीले मजाले मेरो।
1: भनेपछि आज पनि थर्काएकी के हो बुढाले?
2: पुरै झगडै गर्न थालेको थियो साला तोरी बुढो।
1: अब दाईले पनि उसको छोरीलाई जिस्काउ दिनु भयो होला।
2: उसको छोरीको कुरा होइन के यार, तैँले मेरो सानो बाको छोरालाई त चिन्छस् नि।
1: सानो बुबाको छोरा भनेपछि?
2: मसँग हुन्छ नि त्यो दिनेश भन्ने केटो क्या, चिन्दैनस्?
1: ए अँ अँ, त्यो मोटु दिनेश पसलवाला काकाको छोरा भने होइन?
2: अँ त्यही, मैले अस्ति फोटो खिच्न भनेर त्यसको क्यामरा मागेर ल्याएको थिएँ, आज फेरि बहिनीले घुम्न जान लाछौँ भनेर क्यामरा लिन आएको थिएँ।
1: अनि के भयो त?
2: के भयो भयो नि, त्यो घरबेटी तोरी आएर सधैँ यसरी केटी लिएर आउने, मेरो घरलाई के सम्झेको छ अरे?
1: अनि
2: होइन बुवा, यो मेरो सानीमाको छोरी हो, मेरो बहिनी हो भन्दैछु, बुढो झन् जोसिन्छ यार।
1: लास्टै भएछ त,
2: कहिले साथी बनाएको छ, कहिले बहिनी बनाएको छ, मेरो घरमा यस्तो चल्दैन पो भन्छ त यार। मलाई त त्यही क्यामराले र न न न हुने गरिदिउँ कि जस्तो लागिरहेको थियो।
1: तपाईँको त पुरै इन्टरनेसनल बिल्ला गर्दैछ त बुढाले। त्यो बहिनीले के भन्यो त अनि?
2: के भन्नु, बिचरी घोप्टो मन्टो पारेर सुनिरहे, अनि गए पनि नभनी गए यार। साला तोरी बुढोले गर्नु गर्यो नि आज।
1: दाई पनि अरू बेला मौका मिल्यो कि कोठामै मैयाहरू ल्याइदिने, अनि त्यही सम्झ्यो होला नि।
2: मेरो कोठामा चाहिँ के केटीहरू आउनै नहुने, कस्तो कुरा गर्छ यार। जेवानी मोडलु यार, यसो साथी सर्कल त्यो त चलिहाल्छ नि, कम अन यार।
1: के थाहा बुढाले यसो कुराकानी सुनेको थियो कि, अझ साउन्ड इफेक्ट सहित पो सुनेको थियो कि। के थाहा दाई, अब दाईको हबी भने नि जे भने नि कुरो त्यस्तै त्यस्तै हो क्या रे।
2: चुपलाक मोला, कहिले काहीँ त भइहाल्छ नि, त्यसलाई हल्ला गर्दै हिँड्नुपर्छ त।
1: यति कुरामा त मेरो घरबेटी चाहिँ त्यो त्यही हुने यार, यिनलाई घरबाट टाइममा दिनु पऱ्यो बस, अरू केही मतलबै छैन। कोही आओस् कि नआओस् कि, हाँसोस् कि रोस् कि चिच्याओस् कि, एक किसिमले बिन्दास छन्।
2: बरु यसो गरौँ न, त मेरो रुममा बस, म यहाँ बस्छु नि हुन्न।
1: दाईको कुरा नि ठिकै हुन त, तर त्यसो नगरौँ होला दाई, आफ्नो त बाउले खोजिदिएको कोठा हो।
2: किन त पनि यसो सेटिङ मिलाइरहेछस् कि के हो?
1: ए मसँग को छ र सेटिङ मिलाउनलाई, आफू त उयो सम्झिने बस्ने।
2: तर त पनि लास्टै गुवाच्छ यार।
1: किन र दाई?
2: हुन्छ नि यार, मुनु शर्मा पुरै फिदा छ क्यारे, घरबेटी यस्तो देउता छ, यस्तो राम्रो सेटिङ मिलाए बेला यसो हुन्छ नि, सँगै बस्ने, बोलाउने, दुःख सुखको कुरा गर्ने, माया प्रेम।
1: भेट्ने त कुरै नगर हो यार दाई, उसले फोन गर्न त मान्दिन, भेट्दा फोन गर्दा बाउले थाहा पाउँछन् रे, उसँग त च्याटमा मात्रै पुरै भर्चुअल चलिरहेछ दाई, पीडा छ नि हो दाई पीडा।
2: बाबा कफनान, त कहाँसम्मको छस् पुरै थाहा छ मलाई, मेरो अगाडि साधु बन्न खोज्छ यार, मलाई त थाहै छैन जस्तो।
1: हो क्या दाई, मैले पनि भेटौँ भनेर फेरि कर पनि गरेँ होइन, होस्
2: त मुला पनि मुलै होस् के, त्यो पनि फोक्से।
1: किन र?
2: नभेट्ने भन्ने नि हुन्छ, बरु नमाने यसो कुरो मिलाएर भन्न, बिरामी जस्तो भएर बोलाए पनि हुन्छ।
1: झुट बोलेर
2: बोल्नु पऱ्यो नि सहज तरिकाले नभएपछि, कन्फिडेन्टली झुट बोल्नु पनि एउटा कला हो, बुझिस आयुष? हेर आयुष, लाइफमा नि चान्स आएको बेला छोड्नुहुन्न, नत्र पछि पछुतो हुन्छ, उमेरमा नगरेको मस्ती कहिले गर्ने भन् त मलाई।

0: रिपोर्ट ल्याउनु पनि कति उभिड गर्या त,
1: कति लामो लाइन रहेछ उभिँदा उभिँदै। अनि खै त डाक्टर
0: उता वार्डमा जानुभएको छ, एकछिनमा आउनुहुन्छ अरे।
1: यहाँको काम गरेको तालमाल देख्दा पनि के भन्नु र, जता पनि कुर्नै पर्ने, झन् चाँडै निस्कौँ भनेको।
0: अब त समय नलाग्ला नि, यही रिपोर्ट देखाउन बाँकी त हुने उत्सव।
1: रिपोर्ट देखाउन त पहिले डाक्टर पनि आउनु पर्यो होला नि।
0: कति रिसाको क्या तिमी, अघि डाक्टरसँग पनि त्यस्तै व्यवहार देखायो।
1: अनि सबै कुरा उनीहरूलाई मात्र थाहा भए जस्तो गर्छन् त बा, हामीलाई त केही नै थाहा नभए जस्तो।
0: डाक्टरले नहुने कुरा गरेकै थिएन नि।
1: त्यही त, तिमीलाई त सबै ठिक लाग्ने भइहाल्यो नि, आखिर तिम्रै सपोर्टमा कुरा गरिरहेको थियो क्यारे डाक्टरले।
0: कस्तो कुरा गर्छौ के तिमी, मेरो ठाउँमा तिमी भा भयो बुझ्छौ यस्तो कुरा।
1: हुन्छ नि त, अब म रमा बन्देउला, तिमी उत्सव बन, हुँदैन।
0: खासमा तिमीलाई यहाँ आउनु परेर रिस उठ्या हो, आउने बेला पनि त्यस्तै गयो।
1: यस्तै हुन्छ भनेर हो म आउन नखोजेको पनि, आखिर म आएर पनि हुने केही होइन। बरु आमासँग आएको भए तिमीलाई पनि सजिलो हुन्थ्यो, मेरो पनि उता काम बन्थ्यो।
0: मलाई तिमीसँग आउन मन लागेको थियो नि त, पहिला सन्देश पाउने बेलामा पनि तिमी थिएनौ, त्यसैले तिमीले पनि केही कुरा थाहा पाउँछौ कि भनेर हो कि।
1: होइन, अब यस्ता कुरा मैले थाहा पाएर के हुन रमा, मैले बच्चा जन्माउने होइन क्या अरे, पाउने तिमीले नै हो। यो महिलाहरूको सरकारको कुरामा मैले के नै बुझ्ने हो फेरि।
0: कस्तो कुरा गर्छौ क्या तिमी। अब
2: तपाईँको रिपोर्टहरू आयो?
1: आयो, ए यहाँ छ।
2: मैले टेस्ट गर्न भनेको सबैको रिपोर्ट छ नि?
0: हजुर, सबै छ।
2: रिपोर्टमा अरू त ठिक रहेछ, तर हेमोग्लोबिनको मात्रा अलिक कम देखिएको छ, त्यसैले तपाईँलाई कमजोर थकित फिल भएको हो, चक्कर आएको हो। त्यसको लागि तपाईँले चाहिने खानाहरू प्रशस्त मात्रामा खानु भएन कि क्या हो?
0: खान त खाएकै छु, त्यस्तो नरुचेको पनि छैन डाक्टर साहब।
2: खाना खाएर मात्रै हुँदैन नि, गर्भावस्थामा साबिकको भन्दा धेरै र पोसिलो खानेकुराहरू खानुपर्छ। तपाईँले खाएको खाना तपाईँ र बच्चा दुवैको लागि हो भन्ने कुरा तपाईँहरूले बुझ्नु पर्यो।
0: हजुर डाक्टर साहब।
2: हरेक बार खाना चार भन्ने सुन्नु भएको छ नि?
1: खै मैले त सुनेको छैन डाक्टर साहब, के हो त्यो भनेको?
2: यस्तो अवस्थामा अन्न, गेडागुडी, फलफुल अनि पशुजन्य खानेकुरालाई दैनिक खानामा समावेश गराउनु पर्छ भन्न खोज्या हो।
1: सबै कुरा सधैँ त भान्सामा पाक्नु पनि पर्यो नि डाक्टर साहब।
2: त्यही भएर त तपाईँले ध्यान दिन पर्यो भनेको। अनि जब पनि गर्नुहुन्छ तपाईँ?
0: गर्छु डाक्टर साहब।
2: काममा कतिको प्रेसर छ?
0: त्यस्तो छैन।
2: धेरै कुराहरू त मैले अघि पनि भनिसके, त्यही हो, यस्तो बेलामा तनाव लिनु भएन, आराम धेरै गर्नु पर्यो, घरका सदस्यले पनि ख्याल गर्नु पर्यो।
1: अब आमा पनि रोगी हुनुहुन्छ, पनि बिजनेस त त्यही त हो नि।
2: त्यसो भनेर हुँदैन है, यस्तो बेलामा श्रीमानको अझ बढी साथ चाहिन्छ। गर्भवती अवस्थामा गरुङ भारीहरू उचाल्नु हुँदैन, अप्ठ्यारो कामहरू नगर्ने, राम्रा कुराहरू गर्ने सुन्ने गर्नुपर्छ, बुझ्नुभयो नि?
0: हजुर डाक्टर साहब।
1: अब हामीले के गर्नुपर्छ त डाक्टर साहब?
2: गर्भ रहेको चौथो, छैटौँ, आठौँ र नवौँ महिनामा कम्तीमा चार पटक चेकअप गराउनु पर्छ। पहिलो पटक नै जचाउनलाई ढिला गर्नुभयो, अब चाहिँ यस्तो नगर्नु होला।
0: आउला भन्दा पनि यत्तिकै भयो डाक्टर साहब।
2: यस्तो हेल्थ चेकलाई गर्न भएन नि, यस्तो गर्नुभयो भने बच्चालाई पनि समस्या देखिन सक्छ। अर्को कुरा, जुनसुकै बेला कुनै समस्या आएमा तुरुन्तै आउनु होला।
1: अब हामी जाँदा हुन्छ डाक्टर साहब, अहिले हतार थियो।
2: हुन्छ, मैले केही औषधि लेखिदिएको छु, यो चाहिँ नियमित खानु होला।
0: हुन्छ, हस् डाक्टर साहब।
2: तपाईँलाई एउटा कुरा भन्छु, माइन्ड नगर्नु होला ल।
1: के कुरा?
2: अघिदेखि तपाईँलाई याद गरिरहेको छु, तपाईँ मेरो कुराहरूलाई खासै वास्ता गरिरहनु भएको छैन। तपाईँ श्रीमती गर्भवती भएकोमा ह्याप्पी हुनुहुन्न हो?
3: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, उत्सवले सुरु गरेको व्यापार के हो? यसको सही उत्तर हो ढावा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा, दार्चुलाबाट तारा सिंह महर, झापाबाट विवेक खत्री र कञ्चनपुरबाट फुलमाया बोहरा विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ? प्रश्न फेरि एकपटक, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ।
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।
5: आजै

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 14।
2: अरे शिव, धुलो पनि कहाँबाट मात्रै आउने हो? जति बढारे पनि सधैँ उस्ताको उस्तै छ।
3: बुबा, तपाईँको फोन आइरहेछ।
2: खै यहाँले त छोरी
3: लिनुहोस्।
2: होइन, को फुर्सदिँदो रहेछ त बिहानै फोन गर्नुलाई? हेलो, पसल अब एकैछिनमा खोल्ने हो। ए ल ल ल, खुसबु।
4: हजुर।
2: खै त्यो पानीले त, ओहो हेर धुलो कति हो, कति धुलो पनि, कपडा भरि लगाएको छ सबै।
3: बुवा लिनु पानी।
2: ल दे।
3: आज यहाँ के किन कराइरहेछ?
2: त्यसै नि कराइरहन्छ नि। अनि तेरो अङ्कल उठ्यो त?
3: अङ्कल बाथरुम जानुभएको छ।
2: अनि चिया पकाइस् त?
3: अघि पकाइसके, ल्याइदिउँ र?
2: ल्याइदिउँ त। उता पसल खोल्नु पर्यो भनेर फोन गर्न थालिसके। चाडबाडको समयमा अरूलाई फुर्सद हुन्छ, आफूलाई भने सास फेर्ने फुर्सद छैन।
5: दाजुले त बिहान बिहानै आँगन बढाएर चिटिक्क पार्नु भएको छ त। जाँगर चाहिँ चल्ने है, हाम्रो मन्दैलाई टक्क लाएर
2: यसो सरसफाई गरौँ भनेर। अनि चिया खाइस् त?
5: छैन दाई, खाउँला नि। खुसबुले अघि नै चिया पाइसक्यो भन्थ्यो नि, भन्न त।
2: होइन, चिनी नै क्या हो यसले, नकरा चुप।
5: अब नदेखे पनि धेरै भन्थ्यो दाई। चुप चुप चुप चुप।
2: खै त्यो तेरो पछाडिको तौला देऊ त
5: लिनु दाई। ओहो जाडो है दाई, यहाँ विलासनगरमा त माछबाट भन्दा धेरै चिसो लाग्यो मलाई त।
2: यसपालि अलिक बढी नै जाडो होला जस्तो छ।
3: बुवा चिया, अङ्कललाई पनि ल्याइदिएको छु।
2: खुसबु।
3: हजुर बुवा।
2: अब म पसल जान्छु, दिउँसो कतिखेर हुन्छ एकछिन सघाउन आइज है।
3: पसल कतिखेर आउनु र, घरमा पनि धेरै काम छ।
2: होइन, के काम छ र त्यस्तो?
3: बेलुका लक्ष्मी पूजा गर्ने केही तयारी गरेको छैन, सामानहरू नि किनेर ल्याउन छ, माला पनि बनाउन छ, अनि फेरि फुपू पनि कतिखेर आइपुग्नुहुन्छ, लिन जानुपर्ने होला।
2: होइन, तेरी आमा के गर्दै हो र?
3: मम्मी त रोटी पकाउनु लाग्नु भएको छ।
2: अब आज अलि भिडभाड हुने भएर सघाउन भ्याउँछस् कि भनेर भने, अब नभ्याउने भए त के भनौ र?
5: नत्र मजा लाग्यो नि दाई, के भयो र?
2: त गएर के गर्नु, सरसामान कता छ थाहा नि पाउनु पर्यो, सामानको दाम नि थाहा हुनु पर्यो।
5: त्यो त हो दाई, तर जे होस् चोकैमा भएर होला, दाईको पसल चाहिँ खुब राम्रो चल्छ है।
2: ठिकै छ, खाना लाउन पुगेको छ।
5: मैले पनि यसो पसल ससर केही गरौँ कि भनेर सोचे हो दाई, अब कस्तो हुने हो खै।
2: अनि त त तिहार पछि विदेश जाने कुरा गर्दै थिइस् त?
5: अब विदेश पनि कति गइराख्नु र दाई, त्यही भएर यतै यसो केही गरौँ कि भनेर भने।
2: सोचाइ त राम्रो गरिस्, तर पसलमा अलिक धेरै खट्नुपर्छ, मलाई देखिराख्छस् नि।
5: पसल भन्दा नि यसो ढाउ खोलौँ कि भन्ने सोच पो छ हो दाई, कस्तो हुने हो भने।
2: मेहनत गर्यो भने त्यो पनि राम्रै होला। अनि कहाँ गर्ने भइस् त?
5: अन्त कहाँ गर्नु र दाई, माझगढमै गर्न लागेको। सालिक चोकनिर कार्की दाईले नयाँ घर बनाएर छन्, तिनकै सटलको कुरा भइरहेछ दाई।
2: अनि कहिलेदेखि गर्दैछस् त?
5: अब ठ्याक्कै यही बेलादेखि नै भन्ने त भएको छैन हो दाई।
2: होइन, व्यापार नै गर्ने हो भने त यतै आइज न, बजार भने बजार हो, व्यापार भने राम्रो हुन्छ।
5: कुरा त ठिकै हो दाई, तर भन्दा बित्तिकै सबै कहाँ मिल्दो रहेछ र? अब उता पनि सबै मिलाउनै पर्यो, यता पनि आफूले भने जस्तो मिल्न पर्यो, होइन र दाई?
2: अब तँ चिन्ता नगर न, यता गर्ने हो भने म सब मिलाइहाल्छु नि।
5: अहिले उतै गरी हेरौँ भन्यो भने सोझाउला हो दाई।
2: त्यो त तेरो विचार गर, नत्र उताको सबै बिचार यतै आयो भने हो, मैले त पहिल्यै भन्या हो।
5: अब उता बेच्न त आमाले नि मान्नु पर्यो नि दाई।
2: बरु सब मलाई नै यहाँ अप्ठ्यारै छ, यसो आफ्नै सानो घर बनाउनु पायो हुने, त्यही भएर उताको व्यवहार सल्टौ। अब आमासँग तँ कुरा गर्छस् कि मै कुरा गरौँ?
6: ओहो निरु फुपू आँगा छुनै लायो, ल है पाक टिप्नु।
7: नानी भयो भयो धेरै नमचिन्नु। त्यस्तो सानो डोरी छ भयो कि नानी?
6: हाम्री मामु पनि त्यत्तिकै डराउने, फुपूलाई कति रमाइलो लागिरहेछ हेर्नु त।
7: हो कि लजु, तर रुखो हाँगा नै भाँच्यो भने
6: केही हुँदैन के मामु, यो रुख बलियो छ, हामी कति खेल्दा त केही भएको छैन।
7: अब तिमीहरूको वेट र दिदीको वेट फरक छ नि त।
4: ल पिन समय पिन त भाउजु,
7: कति नडराएको के तपाईँ,
4: यो भन्दा अझ ठुलो रुखमा माथिसम्म पुग्न सकिन्छ। ल तपाईँ खेल्नु।
6: नाइ म खेल्ने, फुपु मलाई ढकेलिदिनु न।
7: लजु बिस्तारै खेल है।
4: सयपत्री फुल त यतातिर पनि टन्नै फुलेर रहेछ नि है भाउजू।
7: अँ छ नि,
4: टिप्न दिनु न त भाइ पूजालाई यसकै माला बनाउनु हुन्थ्यो, थुङ्गानी कत्रो कत्रो रहेछ।
7: होस् नानी, फुलमाला मैले सबै अर्डर गरिसकेको छु।
4: ए हो र,
7: अँ के झन्झट गर्ने, अब दुई तिन सयमा हामीलाई पुग्ने मजाले पाइन्छ यहाँ। लजु डोरी राम्ररी समाऊ है।
6: हस् मामु, कस्तो मजा भइरहेछ।
8: लजु दिदीले कसरी पिङ खेलेको।
7: ओहो, जोयसी र भान्जीलाई नयाँ जुत्ता र जामा कस्तो सुहाएको। अमय अमय अमय अमय,
3: ओहो दुई दादालाई एउटै कलर चिटिक्कै देखियो नि। अनि मेरी छोरी कोसँग बजार गएर आएको?
6: मामासँग।
7: जे होस्, जगतले बच्चाको सामान चाहिँ किन्न जानेछ है।
8: अनि परेन त
6: बाबा, पिङ समय दिनु न।
8: पख है एकछिन, ल त यो मोबाइल समात त, ल ल ल ओर्ला त।
6: अनि मलाई चाहिँ के ल्याइदिनु भयो?
8: ला तिमीलाई केही ल्याएको छैन, अब अहिले तिमी र म गएर किन्ने नि है, साइज हेर्नु परेन। अनि
6: हुन्छ बाबा।
7: डम्बर दाई पनि यति आउनु भएको भए अझै रमाइलो हुन्थ्यो है।
3: फुपुतीले साङ्गडीमै टिका लगाइदिने रे यसपालि।
6: जोसी र बल खेल्ने।
8: लजो भान्जीलाई पनि खेल्न लगाउँदा जाऊ।
6: नाइ म नजाने।
8: नजाने भान्जी, ला हो त्यसो भए मामासँग पिङ खेल्ने है।
6: नाइ मलाई डर लाग्छ।
8: केही हुन्न के, मामा भान्जी बिस्तारै खेल्ने नि है। ला निरु काखमा राख्दै त भान्जीलाई।
3: ला
8: चाचा हुई।
3: साँच्ची भाउजू, सेलरोटी त बनाउने कि?
7: पर्दैन नानी, बजारबाटै ल्याउने।
3: सबै कुरा बजारबाटै ल्याउने र,
7: के भयो त यहाँ कसले गर्छ त्यस्तो झन्झट।
8: ललिता पिङ समाउ त।
7: ल
8: ल भान्जी बिस्तारी होला है।
6: मम्मी मेरो भाडा कुटी खै।
3: हेर त ऊ त्यही छ।
8: यो भाँडाकुटी घरबाटै बोकेर ल्याएको निरु तैँले?
3: नल्याएर के गर्नु, छोड्न माने भए पो, कि त गुडिया कि त भाँडाकुटी, अरू केही खेल्नै मान्दिन।
8: मान्दैनन् होइन, हामीले खेलाउन जान्दैनौँ क्या उनीहरूलाई, के खेल्ने के नखेल्ने कसरी थाहा हुन्छ। सानोमा हामीले जे खेलाउँछौँ त्यही खेल्ने त हो बच्चाले।
3: छोरीले खेल्ने कुरा त्यही त हो नि दाई, अरू के खेलोस् त।
8: तँ जस्तो मान्छेले नि यस्तो कुरा गर्न सुहाउँछ निरु, हामीले जे सिकायौँ बच्चाले त्यही त सिक्ने हो। यो छोराको लागि, यो छोरीको लागि, यो छोराको काम हो, यो छोरीको काम हो भनेर सानैदेखि उनीहरूको दिमागमा यस्ता कुरा हालिदिनुहुन्न।
9: बाबा कहाँ गए घोडा चढी दरबार, हे औसीको बारो गाई तिहारो भैरो।
10: ओ कुसुम, तर आयुष दाई प्र्याक्टिस गर्दै गर, म भरे नाजा लगाउने लुगा खोज्छु है।
11: पक्न एकछिन, प्र्याक्टिस गरौँ न पहिला, अलि लयमा गाउनु परेन, टपरीमा पानी परे जस्तो भैली गाएर नि हुन्छ त।
10: प्र्याक्टिस गर्दै गर्न, हे म त यत्तिकै गाइदिन्छु त, मेरो लुगा खोज्न टाइम लाग्छ कि, म पहिला लुगा खोज्छु अनि बल्ल गाउँछु। इन्तु बाउजु आउनुहुन्न आयुष दाई।
9: खै मामाले जानु पर्दैन भन्दै हुनुहुन्थ्यो।
11: ओ बाउजू आउनुहुन्न भनेर पिरै लागेको थियो मलाई त।
10: तपाईँका दाईले त नजा भन्दै हुनुहुन्थ्यो, म त आइदिएँ, घरमा काम हुन्छ अरे, भैली खेल्ने दिन पनि कसले घरको काम गर्छ।
11: अब आशिषमा प्र्याक्टिस गरौँ। जसले दिन्छ मुरी उसकै सुनकोट।
9: बरु हामी नयाँ गीत बनाउन है।
10: नयाँ गीत भने
9: देउसी भैलोकै के, त्यही भाकामा नयाँ शब्द बनाउने भने राम्रो सुनिन्छ नि, अनि सुन्नेलाई पनि नयाँ लाग्छ।
11: सही आइडिया, के भन्ने त, एकछिन पक्नु है म सोध्छु। ऊ त्यो कपी र पेन दिनु त आयुष दाई।
9: लौ कुसुम।
11: तिन चार सय दिएर लाखौको आशिष लिएर आ, अनि
12: धनको दुख नपरो शिरको लाज नझुकोस्, धनको दुख नपरो शिरको लाज नझुकोस्, हे औँसीको बारो काइतिहारो भैलो।
11: कस्तो छ?
9: ओहो, कति छिटो! के हो किसुम, तिमी त ट्यालेन्ट रहेछौ त। यस्तो ट्यालेन्ट मान्छेको पढाइ पनि खत्रै होला है।
11: धन्यवाद है। ए दाइ, कति म झुन्डिरा, छोड न एकछिन,
10: भान्जाको त मोबाइल बिना भात नै छिर्दैन।
9: माइजू पनि किसानले कहिले फर्कन्छस् भनेर म्यासेज गरेर रहेछ, त्यसैले रिप्लाई पठाएको के।
10: बल्ल बल्ल आउनु छ, त्यही पनि गइहाल्ने रे। पाइँदैन है भान्जा बाबु, अलि दिन त बस्नै पर्छ।
13: इन्दु बाउजू!
10: हजुर।
13: यो त आउनु न, मेरो लुगा मिलेन।
10: कुन लुगा लगाउन लागे?
11: ओए गौरी, त्यो उत्तम दाइकामा गएर स्पिकर ल्याएज ल, चार्जमा राख्नुपर्छ आज।
13: ल ल
11: आइस दाइ, तपाईँ बनभात खान पनि नबस्ने, बस्नु न है।
9: अनि कलेज जानु परेन, यहाँ बसेर मात्र के गर्नु? उता कलेज छुट्छ, बनभात अब अर्को पटक आउँदा खाउला।
11: अलिक दिन कलेज नजाँदैमा के हुन्छ र? म त कति दिन भइसक्यो स्कुल नगएको।
9: किन?
11: जाँचमा राम्रो नम्बर आएन। अनि
9: नम्बर राम्रो नआएपछि झन् स्कुल नजाने त?
11: हेर्नु न दाई, म त क्लासमै लास्ट भएछु दाई, कसैलाई नभन्नु है, मैले घरमा पनि भनेको छैन यो कुरा।
9: लौ अब
11: घरमा झुट बोलिहाले, साँचो कुरो बताउन पनि आँट आएकै छैन दाई।
9: त्यस्तो नराम्रो लागेको छ भने आँट गरेर भनिदिउँ न त घरमा, अर्को पालि राम्रो नम्बर ल्याउँछु भन्यो भने गाली गर्नुहुन्न होला।
11: होस् होस् दाई, अर्को पालि पनि राम्रो नम्बर आउँदैन मेरो।
9: किन? राम्रोसँग पढ्यो भने आइहाल्छ नि।
11: पढाइ त मेरो टाउको माथिबाटै जान्छ दाई, दिमागमा घुस्दै घुस्दैन। के भएको के भएको अब?
9: के भनेको त्यस्तो, त्यति राम्रो कविता फुर्ने दिमागमा पढाइ चाहिँ नघुस्ने हुन्छ र?
11: साँच्ची भनेको दाई,
9: तिमीले पढाइलाई हल्का रूपमा लिन्छ होला, अनि कवितालाई जत्तिकै महत्त्व पढाइलाई पनि दियो भने राम्रो नहुने भन्ने कुरै आउँदैन। बरु तिमी भन्छौ भने तिमीलाई हेल्प गर्न म तयार छु, के भन्छौ?
1: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्? यसको सही उत्तर हो जगत र ललिताको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जुम्लाबाट आर्जु नेपाली, विराटनगरबाट राजु काब्रा, ओखलडुङ्गाबाट वीरबहादुर तामाङ र हेटौडाबाट रीता सिकारी विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्? प्रश्न फेरि एकपटक, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 11।
2: यहाँको चिया चाहिँ जहाँ गए पनि सम्झिराख्ने हुन्छ है रोजिना।
3: तिमीलाई त जहाँ गए त्यहीँ राम्रो भइहाल्छ नि। अस्ति त कलेज छेउको चिया पसलमा पनि यहाँको चिया त कस्तो मिठो भन्दै थियो त।
2: छैन त अनि
3: ल भन त, यहाँ चिया पसलमा किन बोलाएको तिमीले?
2: ल चिया पसलमा किन बोलाउँछन्? चिया खान नि।
3: अन्त कहीँ नभए जस्तो, जहाँ अब चिया खान पनि यति टाढा हुनुपर्छ त।
2: होइन, तिमी पनि बजार आएको छु भन्यौ, त्यही भएर यतै नजिक पर्ला भनेर।
3: अनि तिम्रो
2: कस्तो भन त के भन्दै थियो?
3: अनि तिम्रो हालचाल के छ सुनाऊ भनेको। अनि क्रिकेट कस्तो चल्दैछ त?
2: राम्रै भइरहेछ, प्र्याक्टिस गइङ अन।
3: गुड गुड गुड। ए अनि बधाई छ है, खुसबुले पनि खुब तारिफ गर्दै थियो तिम्रो गेमको। अझ त क्या दामी दामी सर्ट हान थालेछ अरे त।
2: अब अर्को हप्ता एउटा म्याच हुँदैछ, हेर्न आऊ न।
3: हेर मिल्यो भने आउँला।
2: कस्तो मिल्यो भने नि?
3: अब त्यतिका समय कलेज छुटिसक्यो, एक्जाम पनि आउन थालिसक्यो, अनि पढ्नु परेन त।
2: त्यो त पर्यो। अनि अहिले त तिम्रो खुट्टा ठिक छ नि?
3: अहिले त ठिकै छ, कहिलेकाहीँ चाहिँ अलिअलि दुखिरहेको हुन्छ। यहाँ हेर न, अझै ब्यान्डेज लगाइरहेको छु।
2: तिमी कहिले फुल्ली ठिक हुन्छौ होला है, कति गेमहरू खेल्न पाएनौ।
3: तर अझै केही समय खेल्दिनँ होला म त। कसको फोन हो, उठाउँदा भइहाल्छ त?
2: होइन, त्यो चाहिने फोन होइन।
3: के म भएपछि चाहिँ उठाउन नमिल्ने फोन हो?
2: ए त्यस्तो होइन,
3: के थाहा हुन पनि सक्छ नि। केटीहरूको फोन भए पनि उठाएर आनन्दसँग गफ गर्दा हुन्छ है, म त माइन्ड गर्दिनँ नि फेरि।
2: तिमीले भने जस्तो होइन क्या, यो विवेकको फोन हो।
3: अब बहाना बनाउनु पर्छ त विवेकको फोन भनेर।
2: हो के कसम।
3: अनि विवेकको फोन पनि उठाउनु किन यति गाह्रो छ तिमीलाई?
2: उठाएर पनि के गर्ने, तनाव मात्रै गर्छ
3: भनेको।
2: फोन उठाउनु पर्छ, सुरुमै आइज सुटिङ जाम भन्छ, आफूलाई झ्याउ लाग्छ अनि।
3: लौ किन नि सुटिङमा चाहिँ विवेकले फिल्म खेल्न थाल्यो र?
2: कसले फिल्म खेलाउँछ र त्यसलाई फिल्म खेल्नलाई? फिल्म खेल्नलाई त चान्स पनि पाउनु पर्यो नि।
3: अनि किन त फेरि सुटिङमा चाहिँ जानुपर्ने?
2: त्यहाँ एउटी मोडलसँग चक्कर चलेछ अरे के, दोरी डान्स वालीसँग।
3: ए त्यस्तो भयो,
2: त्यही भएर मलाई दिक्क पारेछ भने।
3: अनि जाने नि त, आफूले पनि खोज्दा भइहाल्यो।
2: मैले त्यस्तो गरौँला जस्तो लाग्छ तिमीलाई?
3: के थाहा भित्रभित्र पुरै सेटिङ मिलाएको होला।
2: छैन यार त्यस्तो, कसम छैन, आफूलाई त त्यस्तो सेटिङ सेटिङ केही मिलाउन आउँदैन।
3: सङ्गत त त्यस्तैको छ।
2: त्यस्तो पनि छैन है विवेक दाई।
3: छ कि छैन त्यो त हामीलाई पनि मजाले थाहा छ। हुन त के सबै केटाहरू उस्तै त हुन् नि।
2: त्यो चाहिँ के भन्यो नि फेरि?
3: केही होइन, केटाहरू को चाहिँ कम छन् र भनेको नि।
2: सबैलाई चाहिँ नभन है, म चाहिँ त्यस्तो छैन।
3: के थाहा
2: तिमीलाई मेरो विश्वास लाग्दैन?
3: खै अब लाग्छ भन्नु कि लाग्दैन भन्नु।
2: किन नि?
3: ल एउटा कुरा नराटी भन त आयुष।
2: के कुरा?
3: तिमीले कलेजमा साथीहरूसँग मेरो बारेमा केही कुरा गरेको थियो।
2: कस्तो कुरा?
3: त्यही रोजिना त मेरो गर्लफ्रेन्ड हो भन्दै हिँडेको छ अरे त।
2: ल कसले भनेको? मैले त्यस्तो केही पनि भनेको छैन है रोजिना।
3: खै अब मलाई मेरो साथीहरूले सुनाए, मैले त्यही भएर तिमीलाई सोधेको।
2: उनीहरूले आफैले कुरा बनाएर भने होला अनि।
3: नभनेको भए त ठिकै छ, नत्र चाहिँ।
2: ल मैले भनेको भए के गर्थ्यो?
3: म तिमीसँग जिन्दगी पनि बोल्दिन थिएँ।
2: रोजिना यो कुरा छ नि, यो हल्ला मात्रै नभएर मैले तिमीलाई साँच्चै मन पराएको रहेछु भने चाहिँ।
4: कठैदैन कर्णले घुमाउरो पर्यो लोरी बगाउँदैन।
5: यति काम गर्दा ज्यान थाकेर फत्रक्कै, बुढेसकालले छोए जस्तो छन् होइन?
6: तिमी म भन्दा दुई चार वर्षले त जेठी छौ नि दिदी, के को बुढेसकालले सुन्छ अहिले नै?
5: पचास कटेसी नि तरुनी छु भन्यो होली, गालामा यता गर्ने साथ उता गर्ने साथ ठाउँमा चाउरी देखिन्छ।
6: गाला चाउरी परेर केही हुन्न दिदी, मना पर्नु भएन। कुरो त्यति हो,
5: देखेछु बेला बेला मना पलाएको कुरा पनि।
6: के भन्छौ?
5: बुढा बाहिरबाट आउने बित्तिकै ए मेरी नैन तिमी बिना जिन्दगी केही छैन भनेर मसेको नदेखे हो र?
6: सबै कुरो चियो गर्छौ कि क्या हो दिदी?
5: आँगन जोडेको घर भएपछि के को चियो गर्नुपर्छ र? देखिहालिन्छ नि थर्लङ्ग।
6: या दिदी पनि यसपालि गोलभेडा राम्रो फल्या रहेछ है दिदी।
5: अँ राम्रै छ, हेर न पाक्न थालेछन्। यसपालि त काउली पनि लाउँ कि भनेको, कस्तो हुने हो?
7: के गर्नु, काम एउटै नगर्ने, जहिले पनि यस्तै गरेछ यस्तै गरेछ।
6: ओहो पुरै रातो पिरो भएर आउनु भएको छ नि निम्कली दिदी, झगडै गरेर आउनु भयो कि के हो?
7: गर्न पर्ने ठाउँमा त गर्न नि पर्यो नि, चुप्प लागेर हुन्छ?
5: के भएर निम्कली दिदी,
7: के हुनु नि? बजेट जति खर्लप्पै दुई नम्बर वडामा खने आएछन्।
5: हाम्रो वडामा बोल्ने खोजी खबर गर्ने कोही छैन, आफ्नो दुःख छँदैछ।
7: आमा समूहको भवन बनाउने बजेटका बारेमा त्यत्र कुरा गरे होइनौ हामीले? बजेट नै पो छुट्याएको रहेनछ त तिनीहरूका राजनीति, मैले नबुझेकी हुँ र?
6: अनि अस्ति नै त हुन्छ भनेको थियो त होइन र? केही भन्नु भएन?
7: बाँकी राख्छु तिनलाई, भर्खरै वडा अध्यक्षसँग शालिक चोकमा चर बाजेर आएकी हुँ।
5: के भने त अध्यक्षले?
7: यसपालि यस्तै भयो, अर्को पालि मिलाम्ला रे, मैले पनि बजार थर्कने गरी झपारे।
5: भन्न त बाँकी राख्नुहुन्न निम्कली दिदीले?
7: त्यही भएर त सबैको अगाडि मै नजाती हुन्छु नि, मलाई त दिक्क लागिरहेछ यो समूह समूहमा नि बस्दिनँ म अब, उपाध्यक्ष पद दिएका छन् काम न काजको।
6: छोड्ने विचार गर्नु भएको त होइन नि?
7: बसेर नि के गर्नु, ए के भनिदिएको नि, जमाना निम्कली खत्री भनेपछि टोलै थर्किन्थ्यो, अहिलेका मान्छेले गर्नै छोडे।
5: सधैँ उस्तै त कहाँ हुन्छ र दिदी, अब बुढेसकाल पनि लाग्यो, अब पैसा जस्तो जोस कहाँ आउँछ र? सधैँ
7: कोही भन्दा कम छैन अहिले पनि, परि आए जे नि गर्न सक्छु भन्ने छ के?
6: त्यो त गर्नुहुन्छ, देखिरहेकै कुरो हो नि।
5: त्यही त, एक्लैले त्यत्रो घर व्यवहार धानेर पनि अचार बनाएर बेच्न भ्याउनु भएको छ, छोरा बुहारले केही सघाउने होइन दिदीलाई?
6: ए साँची दिदी, त्यस्तो गर्दा पनि तपाईँको बुहारी रमाले जागिर छोडिन है?
7: छोडिन, छोरा नै उस्तै भएपछि के लाग्छ र?
6: उत्सवले त आफ्नो आमाको दुःख देख्नुपर्ने हो के?
7: देख्यो दुःख, उसकी बुढी भएपछि मलाई गन्छ?
5: ए साँची, अनि उत्सव फेरि बाहिर जान लाग्यो हो र? गाउँमा त त्यस्तै हल्ला छ त।
7: ए मान्छेलाई जे भन्दै नि भएको छ।
6: अस्ति मैले उत्सवलाई भेट्दा निम्म परेको देखेको थिएँ, केही खटपट भाव र घरमा? नत्र त्यस्तो फुर्तिलो मान्छे?
7: सब त्यही हाकिमनीले गर्दा हो, बुहारी गतिलो नभएपछि छोरोले दुःख पाउँछ भनेर भन्थे हो रहेछ।
6: कसै कसैको ग्रह नै त्यस्तै हुन्छ क्या दिदी।
5: ग्रह भन्दा पनि यसो कुरा सुन्दा त मलाई उत्सवलाई टुना मुना पो लाएको हो कि जस्तो लाग्यो है दिदी।
7: जो जोले जे जे लगाएको भए पनि अब यो निम्कली चुप लागेर बस्दिन, तिमीहरू हेर्दै जाऊ।

0: के गो अल्लामा कुसुम, किन उता फर्केको?
1: कपाल अड्किएर सर।
0: कपाल अड्किएको हो कि अर्काको सार लायो? गौरी, आफ्नो गाबी सबै लेख। ओ रामगजी, अगाडि
2: पानी छ कि भनेर हेर सर।
0: हप्ता भरले पुग्ने पानी आजै खान्छस् कि क्या? खन्छन् त्यो पानीको जग्गा त ल्याउ ल्याऊ ल पानी
1: सर। थप कपी दिनु न।
0: ए गौरी, ओ है ल।
3: ओ गौरी, के भो? क्वेसन नम्बर तिनको एन्सर देखा न।
1: पक्न एकछिन, म अहिले सकेर देखाउँछु कि।
3: अहिले नै देखा न सर, पछाडि खा बेला।
1: हे पक्न लेख्दैछु कि कस्तो, अहिले बिर्सिन्छ फेरि मैले पनि।
3: कति नम्बरको लेख्या?
1: छ नम्बर।
3: कापी यता फर्का त म सार्छु, फर्का न छिटो।
0: के भइरहेछ त्यहाँ? हा गौरी, कुसुम,
1: केही होइन सर।
0: ए कुसुम, तिमीले भित्रतिर सर त मुख्य कुरो घरमा पढेर आउनु छैन, यहाँ कक्षामा हल्ला गरे बस्यो। ए रामकाजी, तँलाई फेरि तिर्खा लाग्यो?
2: होइन सर, गनायो कसले नराम्रो छोड्यो।
0: लेख्नमा ध्यान दे, त्यहाँ पढ्ने बेला गुच्चा खाएर बस्यो, अहिले बढी कुरा।
2: गुच्चा होइन सर, फुटबल सर, फुटबललाई पनि गुच्चा देख्दिने।
0: बढ्त कुरा होइन त्यहाँ, पढ्नु सोड्नु छैन।
2: पढ्न त पढ्यो कि सर, लेख्न मात्र नआएको, साइन्स भएर मात्र हो, नत्र अरू विषय भइदिएको भए त।
0: मैले नचिनिया र तँलाई, खुरी खुरी लेख।
1: सर, म टोइलेट जान्छु नि।
0: हुन्छ ज। कुसुम, क्वेसनमा त साह्रै हो कि मुख्य कुरो एन्सर नै लेखिरहेको छ?
1: एन्सर नै लेखेको छु सर।
0: ठिक छ ठिक छ, फेरि एन्सरको ठाउँमा कवितै पो लेखिया हो कि भनेर नि। कति बोलिरहेको यिनीहरू?
1: सर म टोइलेट जाउँ।
0: अघि नै गाएन तिमी? पर्दैन
1: प्लिज सर, गाह्रो भइसक्यो कि।
0: त्यसो भने कपी बुझाएर जाऊ। खै कपी देऊ।
1: भयो सर, लेखिसकेको छैन।
2: ओहो, फेरि गरा, कसले छोडेको छोडेछ आज? बदम खाएर आयो क्या हो केटाहरूले?
0: किन हाँसिरहेको छ तिम्रो? ओए रामकाजी, कापी दे, छिटो गर दे।
2: सरी सर, लास्ट चान्स, अझ म हल्ला गरिदिन्छु सर, खुरु खुरु लेख्छु।
0: त्यसो भए दुवै कानसम्म 10 मिनट उभिरा
2: प्लिज सर।
0: ओए, तँलाई कानसम्म भनेको हो कि नाक?
2: सर गनाइरहेको छ कि अहिलेसम्म?
0: अब व्रत बोलिस् भने घर पठाइदिन्छ तँलाई त्यहाँ। खुरुखुर लेख, ध्यान लेख है सबैजना। त्यहाँ हल्ला गर्दैन।
3: तैँले क्वेसन नम्बर 4 लेखिस्?
1: लेख्न त लेखे तर केही मिला छैन मेरो, जे पाए त ल्याएको छु।
3: एकपटक देखा न,
1: मिल्दैन के?
3: सर बाहिर गएको बेलामा देखा न छिट्टो कञ्चन।
1: ल के देखाउने खै, केही त ल्याएको छैन।
3: आम्मा, यत्रो लिएर के ल्याएको छैन भन्छे? कस्तो चुच्ची, पक्कै म सार्छु।
1: कहाँ, म यत्तिकै बस्नु कि क्या? तँलाई देखाएर
3: मसँग छिर्छ त्यही सार। आफै कस्तो छुपा रुस्तो रहेछ यो त भो, मलाई त डर लाग्छ।
1: ला कपी मुनि राख, अनि नदेख्ने गरी सार, केही नै हुन्न।
3: ल खैथ्यो नि त।
0: एकछिन बाहिर के गएको थिएँ, फेरि अल्ला सुरु भइसक्यो। कुसुम, त तिम्रो कापी मुनि के हो? खै त्यो कापी मार्दियो यता।
1: सर सरी, खासमा
0: अब मलाई केही सुन्नु छैन, चुप्प लागेर खुरुक्क घर जाने।
4: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा भविष्यमा कवि बन्न चाहने पात्र को हुन्? यसको सही उत्तर हो कुसुम। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट दीपक परियार, कञ्चनपुरबाट हिना बोहरा, कैलालीबाट देवेन्द्र धामी र बर्दियाबाट शान्ति थारू विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँहरूले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? प्रश्न पुनः एकपटक, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805750008 मा फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 89।
2: हेलो हजुर आन्टी, ए ल ल म एकछिन आइहालेँ। अँ हुन्छ हुन्छ हजुर, राख्दिनँ न। ए हस् हस् हुन्छ।
3: कसले फोन गरे रोजना?
2: घरबेटी आन्टीले, पानी पर्न थाल्यो, लुगा बाहिरी छन् कता हो भनेर।
3: उहाँलाई उठाइदिनु भन नि त, उठाइदिनु हुन्न र?
2: भन्दिनँ, अब त हामी पनि गइहाल्ने त होला नि, होइन र?
3: तिमी जति बेला पनि घर जान्छु मात्र भन्छौ, आफूलाई यहाँ कति धेरै कुरा गर्नु छ।
2: कुरा त मलाई पनि गर्नु छ, धेरै कुरा गर्नु छ तिमीसँग।
3: भन नि त त्यसो भए, के कुरा गर्नु छ?
2: तिमी अचेल किन निराश देखिन्छौ पहिला त्यो भन त मलाई, के भएको छ तिमीलाई?
3: मलाई
2: पहिला तिमी त्यस्तो जोक गर्ने हँसाउने मान्छे, अहिले एकाएक निराश भएको छौ। म सँगसँगै भएर निराश भएको त होइन नि।
3: त्यस्तो उल्टो उल्टो नसोच न तिमी रोजिना।
2: अनि किन राम्रोसँग खुलेर पनि कुरा गर्दैनौ त?
3: गरि त रहेछ नि, खुल्ने भने कस्तो फेरि?
2: कस्तो पनि होइन ल, भयो हिँड अब जाम।
3: कहाँ फेरि बसौँ न भने?
2: भयो अब नबस्ने, पछि तिम्रो जहिले मुड ठिक हुन्छ त्यही दिन बसौँला, अब जाम।
4: के को गफ काफ हो यस्तो बाहिर सुनिने गरी?
2: अरे रोहन दाई, कताबाट यसरी?
4: म पनि यसो नास्ता गरौँ भनेर आएको।

0: त्यस्तो होइन हो दाइ।
1: कस्तो हो त, तिमी यस्तै गरी मसँग टाढा टाढा हुन थालेछौ होइन? यदि टाढा भयो भने पछि टुर्नामेन्टमा जाँदा मैले तिम्रो फाइलमा साइन गरेन भने
0: लो अब बिरामी भएपछि के गरौँ त मलाई?
1: यसरी होटलमा घुम्दा केही हुँदैन, अनि प्र्याक्टिस गर्न आउँदा चाहिँ बिरामी हुन्छ होइन? खासमा तिमीलाई भएको चाहिँ के हो भन त?
0: केही भएको छैन, कहिलेकाहीँ त साथीहरूसँग घुमिन्छ नि।
1: हेर आयुष, लास्ट टाइम भन्दैछु, मलाई खेलाडी अनुशासित र मेहनती भएको मनपर्छ, घमण्डी भएको होइन। भोलिदेखि प्र्याक्टिस गर्न आउने, पछि फेरि मैले टिमबाट तिमीलाई निकाल्दा तिमीले पस्ताउनु पर्ला नि भन्दै छु मैले।
2: ए ल, टक्क लाएर यताबाट ठोक्ने, उताबाट तान्ने है त।
3: यो चाहिँ यताबाट घुसाउने, उताबाट तान्ने रहेछ, कुरो बुझिहाल्ने।
4: अरे दादा काका, आफूले तान्ने र घुसाउने थाहा पाएँ भन्दैमा पछाडि बस्न छेक्दिने? अलिकति सर्नुहोस्, छेकियो क्या त।
5: अब काठको र कपडाको खेलौना बनाउँदा सुरुमा विचार गर्नुपर्ने कुराहरू त मैले तपाईँहरूलाई भनिसकेँ नि, यसमा के अलमल छ त?
3: ए नानी, यस्ता खेलौना त बजारमा जति पनि पाइन्छन्, सस्तै दाममा पनि हुन्छन्। के अरे, पालिकाको बजेट यस्ता काममा लाएर के फाइदा होला?
5: हजुरको चासो ठिकै हो काका, तर बजारका खेलौनामा हानि गर्ने रसायनहरू हुन्छन्, तारका टुक्रा, खिया लाग्ने फलाम हुन्छन्, त्यस्ताले बच्चा बच्चीलाई निको गर्दैन।
6: त्यो त हामीले बनाउनमा पनि हुन सक्छ होइन र?
5: घरमै खेलौना बनाउँदा त हामीले यी सबै कुराहरूमा ख्याल गर्छौँ नि भिनाजु। आफ्ना छोराछोरीलाई खेल्न बनाइदिएको सामग्री त राम्रोसँग नै बनाइन्छ नि होइन र?
3: भोलि पर्सि लाठो लाएर स्कुल पठाउने केटाकेटीलाई अहिले खेलौना बनाएर पुल बुलाएर हुन्छ त?
6: बाल्यकालमा सिकेका, देखेका र सुनेका कुराले बच्चा बच्चीको दिमागमा पछिसम्म प्रभाव पार्छ के काका। त्यही भएर खेलौना खेल्दै केटाकेटीहरूले राम्रो कुरा सजिलै सिक्छन् भनेर बाउ र बाजेहरूलाई सिकाउन यो तालिम चलाएको।
4: ल ल ल ल, अब के बनाउने हो बनाम? भातै मारेर त कहिले सिकिसक्नु हौ?
3: फेरि बनाउन लाग्नु र? भोक भोक लाग्यो गाँठे, यसो मासु चिउरा चाहिँ बजाइहाल्न पाए हुन्थ्यो।
5: देख्नुभयो त जगत दाई, सिक्ने भन्दा पनि मासु चिउराको लोभले मान्छेहरू यस्ता तालिममा आउँछन्।
6: बढौँ बढौँ, अगाडि बढौँ, टक्क लाएर यस्ता कुरा हुँदै गर्छ हुँदै गर्छ, हामी अगाडि बढौँ न।
5: हजुर, अँ, बालबालिकाको लागि बजाउन सकिने खेलौनाहरू जस्तै छनछन बजाउने बाजा, गुड्ने हात्ती, पजल माछा, चारपाङ्रे गाडी, साङ्गीतिक बाजा, ज्ञान बक्स आदि चाहिँ काठबाट बनाउन सकिन्छ।
7: बनाउने सिप जानेर मात्र भएन, बनाउने सर सामान पनि त चाहिएला नि। के चाहिने हो?
5: काठको जुनसुकै खेलौना बनाउनु पनि कम्तीमा पनि यी यहाँ राखिएका सामानहरू चाहिन्छन्। हेर्नुहोस् त
3: के रहेछ खै खै,
4: यति सरसामान चाहिँ काठको खेलौना बनाउनेसँग सधैँ हुनु पर्यो होइन त म्याडम?
5: हो सर।
3: हैट, आफ्नै बुढाबुढी पनि के सर म्याडम खेल खेलिराखे होलान्।
7: यिनलाई अनेक खसखस लागिरहन्छ, मैले चिन्न थालेको 45 वर्ष भयो होला यिनको बानी।
6: अनि कपडाको खेलौना बनाउन चाहिँ के सामान चाहिन्छ त सालिनी? ए म्याडम,
5: कपडा भन्दा पनि हामीसँग सुतीको धागो छ। सुती धागो वा कपडाबाट पनि धेरै खेलौना बनाउन सकिन्छ, जस्तै हरियो मकै, झुसले किरा, पायो बल, लुडो गेम सेट, बेबी बोय खेलौना जस्ता बनाउन सकिन्छ।
3: यसको लागि पनि सामान त 2 दर्जनै चाहिने होला।
5: चाहिन्छ
6: भनेपछि बनाएर बेच्न सके त नाफा पनि गतिले हुँदो हो नि होइन?
5: राम्रो राम्रो चिटिक्क परेको बनाएर दिने भए त मै किन्छु, राम्रो फिनिसिङ चाहिँ हुनुपर्छ है फेरि।
7: रङ्गमतीको कुरा एकदम ठिक हो, सके बनाएर अरूलाई पनि बेचेर कमाइ गरेको राम्रो, पालिकाले त्यही भएर पनि बजेट हाले हो के?
6: बेच्नै नसके पनि कम्तीमा बच्चाहरूले आफ्नै अभिभावकहरूको हातबाट बनेको स्वस्थ खेलौना पाउँछन्, अब यसले त उनीहरूलाई सबैतिरबाट फाइदै फाइदा हुने भयो नि।
5: साना नानी बाबुहरू आफू वरिपरि भएको कुनै पनि कुराहरू बारे सिक्न, तिनको आकार, रङ, स्वाद र आवाज थाहा पाउन खोजिरहन्छन्, खेलौनाले त्यो कुरा थाहा पाउन मद्दत गर्छ।
3: खाजा आएन अझै? आफूलाई यहाँ कस्तो भोक लागिसक्यो।
6: आइसक्यो काका, अब खाने है त। ल यसो गरौँ न त, अब 15 मिनट खाजा ब्रेक लिउँ।
4: तालीमा बसेको राम्रै भइरहेछ।
6: त्यही त भन्दैछु, मैले यस्तो कुरा पहिले थाहा पाएको भए छोराछोरीलाई कति खेलौना बनाएर दिन्थे, उनीहरू कति धेरै रमाइ रमाइ खेल्थ्यो होला नै।
0: हो नि,
6: छोरो उहिलेदेखि मसँग पक्कै पनि नजिक हुन्थ्यो होला।
0: अवश्य हुन्थ्यो नि,
6: रमाइ रमाइ।

0: हुन्थ्यो होला। छोरो पनि मसँग कहिले टाढो हुन्थेन होला है।
1: बौजी बौजी मेरो खुट्टामै पर्यो। त्यो वाको गाई चाहिँ अलि उल्टा कुनातिर जानुपर्छ नि। कुसुम नानी उठे जस्तो छ, त्यसलाई झोलुङ्गीबाट निकालेर पिसा फेराइदिनु न है। एकछिन पर्खिनु है, खुट्टा एकैछिनमा धोए पनि हुन्छ कि।
2: एकैछिन भइसक्यो भइसक्यो,
1: मलाई पनि पानी दिनु न है।
2: बाउजी लाउनु पानी।
1: ला बाउजू, नानीले त झुलुङ्गेमै सुसु गरिछ। मैले तपाईँलाई भने होइन उठ्न साथ त्यसले पिसा फेरिदिन्छ भनेर। सुरुवाल फेरिदिनु अब।
2: सुरुवाल खै त
1: उता डोरीमा झुन्याएको छ, हेर्नु त
2: सुक्यो कि सुकेन।
1: अब कुपुले नानीलाई नाना फेरिदिन्छ है है। एकैछिन ल,
2: ए नाना अब
1: लाउने है। यता खै मान्दै मान्दिन त बाउजू, तपाईँ आफै लगाइदिनु इस लाउनु।
2: आजकल कस्तो झगडालु भएको छ भने नि, मलाई त दिक्कै लागिसक्यो।
1: आइज एकछिन चुपो लगाएर बस्नु झगडिन। बिचरालाई त्यसरी झाँगल झुकन नगर्नु न बाउजू। टाउकै लर्ल्याक्लु रुख हुने गरी हलाउनु हुन्न रे, दिमागमा चोट लाग्छ रे बाउजू।
2: यसलाई त पिटे पनि हुन्छ। कसैसँग मान्दिनँ भने त्यही एउटा बाउ चाहिँसँग मान्छे। बाउ भने छोरीलाई एकैछिन पनि समातिने होइन। यसो गरमै उसो गरमै छोराछोरी हुर्काउने काम चाहिँ आमाको मात्र त होइन होला है।
3: एउटा बच्चा हुँदा त केही गर्न नभ्याउनेले किन अर्को बच्चा जन्मन हतार गर्नुभएको त बाउजू?
2: छोरी मान्छेले बिहा गरेपछि बच्चा पाउँदिन भनेर सुख पाउने भए त
3: खै के भन्नुहुन्छ बाउजू पनि, गाह्रो भयो पनि भन्नुहुन्छ। म त तपाईँको कुरा बुझ्दै बुझ्दिनँ।
2: गाह्रो त भइहाल्छ नि, गाह्रो भयो भनेर बच्चै नजन्माउने भन्ने पनि हुन्छ त।
3: रियाना छँदैछ नि, अहिले नै तपाईँलाई अर्को बच्चा जन्माउन किन हतार है रियाना?
2: यो मात्र भएर पुग्छ त? छोरो पाउनु पर्यो नि, छोरो भए पो सन्तान छ भनेर ढुक्क हुन्छ त।
3: ल के कुरा गरे होला यो बाउजूले, छोरी पनि आफ्नै बच्चा त हो नि।
2: छोरी त आफूसँग हुन्जेल मात्र आफ्नो हो नानी, अर्काको घर जाने जातलाई सधैँ आफैसँग राख्न मिलेन। छोरो भयो भने पो सधैँ आफैसँग हुन्छ, वंश पनि अघि बढ्छ।
3: अब पनि छोरी नै जन्मि भने?
2: अह यसपालि त छोरो नै जन्मिन्छ।
3: तपाईँलाई कसरी थाहा हुन्छ फेरि? त
2: थाहा भइहाल्छ नि, रियानाको पालीमा मलाई गुलियो गुलियो खान मन लाग्थ्यो, अहिले त्यस्तो खानै मन लाग्दैन। पहिलाको भन्दा कति कुरा फरक छ। म त ढुक्क छु, यसपटक त मेरो छोरा नै हुन्छ।
3: यी बाउजू जे पाइ त्यही भने हुन्छ।
2: साँच्ची हो भने पेटमा छोरा छ कि छोरी छ भन्ने कुरा खानपानले अरू के कुराले छुट्टिन्छ भन्छन् त बुढापाकाहरू।
3: खै त्यसरी थाहा हुन्छ जस्तो चाहिँ लाग्दैन है मलाई त।
2: ए फेरि के भयो यसलाई?
3: के भयो रियाना, के भयो, के भन्यो कि बाउजू यसले?
2: ऊ त्यो रातो टालो दिनु रे।
3: ए यो खेल्ने भन्ने हो रियाना यो? आऊ फुपूसँग फुपू र नानी खेल्ने है। आऊ
2: जाऊ जाऊ, तिम्रो फुपूलाई बच्चा खेलाउन खुब मनपर्छ
3: हो त है। बच्चासँग खेल्न कति रमाइलो हुन्छ, मन नै आनन्द हुन्छ।
2: त्यस्तो बच्चा मनपर्ने मान्छेको बुद्धि नबिग्रेको भए त अलि समय पछि आफ्नै बच्चा खेलाउन पाइन्छ।
3: बच्चा खेलाउन आफैले जन्माउनु पर्छ भन्ने छ र बाउजू?
2: किन छैन, आफ्नो बच्चा जस्तो अरूको हुन्छ। जस्तो भए पनि छोरी मान्छेका लागि आफ्नो घर परिवार बच्चा भन्दा प्यारो अरू केही पनि हुँदैन। तपाईँको पो बुद्धि पुगेन, हरिसँग बिहा गरेर आनन्दले बस्न छोडेर।
3: ए बाउजू फेरि त्यही कुरा नगर्नु न।
2: भएको कुरा नगरेर हुन्छ? हेर्नु कुसुम, हरिसँग बिहा नगरेर तपाईँले एकदम ठुलो गल्ती गर्नुभएको छ।
3: भो भो भो भो,
2: अहिले तपाईँलाई मेरो कुरा सुन्न मन लागेको छैन। हेर्दै जानु कुसुम, यही कुराले तपाईँलाई पछु त भएन भने नि, मेरो नाम पनि इन्दु होइन ल।
4: नमस्ते, मेरो नाम रेजिना राणा, मेरो घर चाहिँ कञ्चनपुरको लालझारी गाउँपालिका 2 अनि म अहिले चाहिँ कक्षा 11 पढ्छु र यो कार्यक्रम बाट विभिन्न किसिमका ज्ञानहरू लिन सकिन्छ अनि यसमा भाग लिने पात्रहरू कुसुमको बाल विवाह गराइदिन खोजेका अभिभावकहरू बाल विवाह नगरौँ अनि जात जातिहरू भन्नुपर्दाखेरि भेदभाव नगर्ने र यस्तो सानो उमेरमा गल्ती त भइ नै हाल्छ, अभिभावकले आफ्नो गल्ती सुधार्नुपर्छ, गल्तीलाई स्वीकार गर्नुपर्छ र जबरजस्ती विवाह कसैलाई नै गराउनु हुँदैन भन्ने भनाइ राख्दछु।
5: गत हप्ता सोधेको प्रश्न थियो, छोरा छोरीलाई रङ र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत? यसको सही उत्तर हो गलत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुमबाट रेणुका जीएम पुन, दैलेखबाट खगेन्द्र नेपाली, रोल्पाबाट प्रेम कुंवर र कञ्चनपुरबाट श्यामकली राणा विजेता बन्नु भएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, मास्कोटमा बाल बालिकाका लागि हानि नगर्ने घरायसी खेलौना पसल कसले सुरु गरेको छ? प्रश्न फेरि एकपटक, मास्कोटमा बाल बालिकाका लागि हानि नगर्ने घरायसी खेलौना पसल कसले सुरु गरेको छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषय, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज हामी मंगसिर चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा रहेर चुनावी मुद्दाका बारेमा छलफल गर्दैछौ। विशेष गरी आज हामी नेकपा माओवादी केन्द्रले आउँदो चुनावमा कस्ता चुनावी एजेण्डा लिएर जनतामा जाँदैछ भन्ने विषयमा नै केन्द्रित हुनेछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, हामी कार्यक्रम नेपाल चौतारीमा छौँ। नेपाल चौतारीमा हामी हालका अङ्कहरूमा चाहिँ हामीले निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ। मङ्सिर 4 गते निर्वाचन आउँदैछ। अब आज चाहिँ हामी निर्वाचनकै बारेमा, मुद्दाका बारेमा छलफल गर्छौँ। गत हप्ता पनि हामीले मुद्दाकै बारेमा कुराकानी गरेका थियौँ। अब आजको विषयमा छलफल गर्नका लागि चाहिँ मसँग माओवादी केन्द्रकी केन्द्रीय सदस्य अञ्जना विशङ्की हुनुहुन्छ। अञ्जनाजी, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
3: धन्यवाद।
1: हजुर, हामी निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा कुराकानी गरिरहेका छौँ। आज चाहिँ हामी अब नेकपा माओवादी केन्द्रको चाहिँ तयारी कस्तो छ जस्ता विषयमा र मुद्दा चुनावी एजेन्डा के छन् भन्ने विषयमा छलफल गर्दैछौँ। अब जस्तो अब अहिले अब मङ्सिर 4 आउनलाई अब हामीसँग करिब 54 दिन बाँकी छ, होइन? नेकपा माओवादी केन्द्रको चुनावी अब यो तयारी चाहिँ कसरी भइरहेको छ? आजको कार्यक्रमको छलफलको सुरुवात चाहिँ यहीँबाट गरौँ। चुनावी तयारी कसरी गरिरहनु भएको छ?
3: नेकपा माओवादीले चुनावी तयारी आफ्नो फिल्डहरूमा गरि नै राखेका छ। जस्तो कि चुनावी तयारी भनिसकेपछि एउटा चाहिँ उम्मेदवारीको तयारी भन्ने हुन्छ। उम्मेदवारीको तयारीभित्र पनि दुई खाले उम्मेदवारीको तयारी, एउटा प्रतिनिधि सभामा समानुपातिक प्रतिनिधित्वको सङ्घ र प्रदेशमा, र अर्को प्रत्यक्ष चुनावको तयारी। अब हामीले समानुपातिक प्रतिनिधित्वको सङ्घ र प्रदेशको लिस्टहरू हामीले निर्वाचन आयोगमा बुझाइसकेका छौँ। त्यो तयारी हाम्रो पुरा भइसकेको छ। प्रत्यक्षको तयारी पनि अब हामीले हाम्रो प्रदेश अन्तर्गत सबै प्रदेशहरूबाट कलेक्ट गरेर एक सरो चाहिँ हामीले हाम्रा उम्मेदवारीहरूको बारेमा चाहिँ प्रदेशमा छलफलको तयारी भइराखेका छ, र त्यसलाई चाहिँ माथि केन्द्रमा पुर्याउने कुरामा चाहिँ यो गठबन्धनको कारणले गर्दाखेरि कुन सिट हामीले पाउने, कुन सिट हामीले नपाउने भन्नेसँग सम्बन्धित भएको कारणले आधिकारिक रूपमा, औपचारिकै रूपमा चाहिँ हामीले पठाउन सकेका छैनौँ। तर हाम्रो आन्तरिक हिसाबले हामीले कहाँ कसरी गर्ने भन्ने चाहिँ हामी तयारी गरि नै राखेका छौँ, र जिल्लाबाट प्रदेश क्षेत्रबाट चाहिँ लिस्टहरू आइसकेका छन्।
1: यो उम्मेद्वारको कुरा गर्नुभयो है, जस्तो समानुपातिक उम्मेद्वारको कुरा गर्नुपर्दाखेरि चाहिँ के छ, विशेष के छ यसपटक? अब यसरी अहिलेको चुनावको तयारी गर्दै गर्दाखेरि चाहिँ समानुपातिकको लिस्ट बुझाइसकेको छु भन्नुभएको छ, बुझाइसकिया छ भन्नुभएको छ, के छ विशेष के छ यसपटक?
3: यसपटक चाहिँ हामीले अब समानुपातिकको लिस्टमा चाहिँ समानुपातिक प्रतिनिधित्व पहिला भइसकेका, एकचोटि हुनु भइसकेको नेता कार्यकर्तालाई हामीले नदोहोऱ्याउने भनेका छौँ। विभिन्न लाभको पदमा बसिराख्नु भएकोहरूलाई हामीले नराख्ने भनेका छौँ। कतिपय ठाउँ चाहिँ प्रदेश पछि फरकहरू पनि आएका छन्, तर ती केन्द्रले चाहिँ त्यसलाई चाहिँ अहिले एकचोटि समानुपातिकमा भइसकेकाहरूलाई नदोहोऱ्याउने भन्ने हिसाबले नै हामीले समानुपातिक लिस्टलाई चाहिँ नयाँ साथीहरूलाई प्रतिनिधित्व गराउने ढङ्गले नै समानुपातिक लिस्ट चाहिँ हामीले पठाएका छौँ।
1: हजुर, जस्तो पहिले पनि अब समानुपातिकको कुरा गर्नुपर्दाखेरि चाहिँ गुनासोहरू आएको थिए होइन, जस्तो यसमा चाहिँ अलिकति नातावाद कृपावादका कुराहरू पनि थिए, ती कमी कमजोरीलाई पनि सुधार्ने अवसर छ यसपटक होइन, त्यो कुरालाई पनि यहाँले कतिको विचार गर्नुभएको छ?
3: है, यसपालि त हाम्रो कस्तो क्लियर छ भने एउटा त हामीले प्रदेशबाट नै लिएर आएका छौँ, कसलाई बनाउने कसलाई नबनाउने भनेर कमिटी प्रणाली अन्तर्गत हामीले एउटा त तिनजना भन्दा बढी चाहिँ लिस्टमा चाहिँ तिनजना भन्दा बढी नबनाउने, सक्नुहुन्छ भने एकैजना लिएर आउनुहोस् क्षेत्रबाट, सक्नुहुन्न भने चाहिँ तिनजना भन्दा बढी नबनाउने भनेर हामीले तलैबाट चाहिँ कम गराउँदै लिएका छौँ एउटा। दोस्रो कुरा चाहिँ के छ भने हाम्रो सकेसम्म चाहिँ सर्वसहमत गराएर लिएर आउने, उहाँहरूको अहिलेको अवस्था के छ, उहाँहरू कसरी चाहिँ नि पार्टीभित्र आफ्नो मुद्दामा कसरी पर्फर्मेन्स गरिराख्नु भएको छ, विगतमा चाहिँ उहाँहरू पटक पटक जानु भएको छ कि छैन, त्यो काटछाँट गर्दै गर्दै अनि जिल्लासम्म आइपुग्दाखेरि विभिन्न क्लस्टर हुन्छ, क्लस्टरभित्रको पनि कसको इतिहास कति छ, को चाहिँ दोहोरिएको छ कि छैन, को चाहिँ नयाँ फेस छ, कसले पार्टी सङ्गठनमा चाहिँ आफ्नो आफ्नो क्षेत्रमा रहेर भूमिका निर्वाह गरेका छ, त्यस अन्तर्गत हामीले क्लस्टरहरू बनाएका छौँ र सम्भावित मान्छेहरूलाई चाहिँ हामीले सकेसम्म जिल्ला नदोहोरियोस्, सकेसम्म क्षेत्र नदोहोरियोस् भनेर प्रदेश प्रदेशले नै त्यसरी होमवर्क गरेका छ। र गठबन्धन हुँदाखेरि पनि कतिपय क्षेत्रहरूमा चाहिँ गठबन्धनले चुनावमा चाहिँ उम्मेदवारी पायो भने सकेसम्म त्यही क्षेत्रकोलाई समानुपातिक नबनाउने, फरक क्षेत्रकोलाई समानुपातिक बनाउने, त्यसो हुँदाखेरि भूगोल चाहिँ नि विभिन्न भूगोलहरूको चाहिँ सन्तुलन कायम हुन्छ, कुनै जिल्लामा चाहिँ तिन चारजना बनाउने, कुनै जिल्लामा एउटा पनि नहुने, त्यो भयो भने चाहिँ के हो त भन्दा अहिले संसदीय प्रणालीमा त एक खालको चाहिँ संसदको प्रतिनिधित्व भने पनि एउटा चाहिँ मिसन पनि हो, पावर पनि हो, त्यस कारणले गर्दा त्यसलाई चाहिँ कसरी सन्तुलन गर्ने अनि जात जातिहरूलाई पनि कसरी सन्तुलन गर्ने भन्ने फोकस नै हाम्रो अहिलेको चाहिँ मुख्य होमवर्क र हामीले गृह कार्य गरेर अगाडि पठाएको नै त्यही छ। नातावाद कृपावाद त हामीसँग त्यस्तो विधि लागू भएको छैन, हामीले त्यो गरेका पनि छैनौँ, त्यसैले गर्दाखेरि चाहिँ यो विषयमा हाम्रो त्यस्तो समस्याको विषय बनेको छैन।
1: पछिल्लो समय चाहिँ अलिकति जस्तो व्यक्ति कि मुद्दा भन्ने अलिकति बढी छलफल हुन थालेको छ होइन, सो अघि यहाँले भन्नुभयो मुद्दाका कुरालाई पनि यहाँले जोड्नुभयो, त्यो भएको भएर चाहिँ अहिले हामी कार्यक्रममा आज हामी मुद्दाकै बारेमा कुराकानी गर्दैछौँ, त्यही भएर यहाँलाई मैले सोध्न खोजेको चाहिँ व्यक्ति कि मुद्दा भन्ने
3: होइन, व्यक्तिसँग मुद्दा त जोडिन्छ, हेर्नुहोस् व्यक्ति र मुद्दा फरक त होइन, तर हामीले मुद्दालाई नै प्राथमिकता दिने, मैले भनिहालेँ नि जस्तो क्लस्टरमा पनि कहिले काहीँ के भइदिन्छ भने खसारिएको चाहिँ उत्कृष्ट महिलाहरू हुनुहुन्छ मानिलिउँ, त्यहाँबाट पठाउनु पर्नेछ भने कहिले काहीँ क्षेत्र जिल्लाले गर्दाखेरि त्यहाँ चाहिँ कट अफ हुन सक्छ, कहिले काहीँ चाहिँ समुदायको हिसाबले चाहिँ एउटै समुदायमा पर्न सक्छ, एउटै समुदाय दलित पनि त्यही समूह त्यही जिल्लाबाट अनि अरू पनि त्यही जिल्लाबाट, यस्ता यस्ता कुराहरू हुन सक्छन् होइन। त्यो कुरालाई चाहिँ हामीले के ध्यान दिएका छौँ भने यसपालि चाहिँ क्षमतालाई पनि हेर्ने, इतिहासलाई मात्रै हेर्ने होइन, क्षमतालाई पनि हेर्ने र क्लस्टरलाई पनि विशेष हेर्ने, जस्तो जनजाति भन्यो अनि जनजातिमा चाहिँ मगरहरू मात्रै आउने मानिलिउँ, गुरुङहरू मात्रै आउने, जनजातिभित्र पनि माथिल्लो तहको मात्रै आउने भन्दा पनि त्यहाँ चाहिँ अल्पसङ्ख्यक जिरेल छ कि छैन, त्यहाँ अल्पसङ्ख्यक चाहिँ नि अब चेपाङहरू हुनुहुन्छ भने त्यो समुदायबाट आएको छ भने उहाँहरूलाई किन नबनाउने, यो खालको बहस चाहिँ हामीले यसपालि गरिराखेका छौँ। फरक भनेकै के हो त भन्दा जनजातिभित्रको पनि त्यो समुदायलाई लिने, दलितभित्रको पनि अलिकति चाहिँ नि विश्वकर्माहरू दोहोरिरहने हुन्छ हरेक दलित समुदायभित्र पनि, त्यही माथि फेरि पहाडे दोहोरिरहने हुन्छ, त्यसलाई पनि हामीले कसरी चाहिँ ध्यान दिन सकिन्छ, त्यो भित्रको क्लस्टरभित्र पनि वर्ग मिलाउने, समुदाय मिलाउने, त्यसलाई पनि हामीले चाहिँ अलिक बढी ध्यान दिएका छौँ, विशेषता भनेको यसपालि त्यही हुन्छ जस्तो लाग्छ।
1: अब कुनै पनि पार्टीको जस्तो यो चुनाव आउनुभन्दा अगाडि चाहिँ मुद्दा के छन्, एजेन्डा के छन् भनेर हेर्ने एउटा यो जनताले थाहा पाउने चाहिँ घोषणा पत्र पनि हो, यहाँले चाहिँ घोषणा पत्रको तयारी कसरी गरिरहनु भएको छ कि बनाइसक्नु भएको छ कि छैन, के छ अवस्था घोषणा पत्रको?
3: घोषणा पत्रको चाहिँ हाम्रो घोषणा पत्रको कार्यदल छ, त्यो कार्यदलले चाहिँ लगभग 15-20 मिटिङहरू छलफलहरू गरिसकेका छ विभिन्न समुदायहरू। त्यसमा चाहिँ घोषणा पत्रमा हामीले के पनि गरेका छौँ भने नामकाज श्रेष्ठको नेतृत्वमा बनेको घोषणा पत्रमा चाहिँ हामीले क्लस्टर वाइज पनि राखेका छौँ, जस्तो महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व, विभिन्न समुदायको प्रतिनिधित्व, त्यति मात्रै नभएर विभिन्न क्षेत्रहरूको जस्तो उद्योग व्यवसायिक क्षेत्रबाट आउनुभएका, त्यसपछि चाहिँ नि कृषि क्षेत्रबाट चाहिँ आउनुभएका, मजदुर सेक्टरको, अर्को चाहिँ नि स्वास्थ्य सेक्टरको, यो विभिन्न सेक्टरहरूसँगबाट चाहिँ हामीले चाहिँ फिडब्याक लिँदैछौँ। त्यो फिडब्याक लिइसकेपछि हरेक क्षेत्रबाट चाहिँ नि फिडब्याक लिइसकेपछि अनि त्यसलाई कङ्क्रिट गराउने र बुदावाइज गराउने, अनि मात्रै घोषणा पत्रलाई चाहिँ व्यवस्थित गरिने भन्ने छ। अब हाम्रो पुरानो पहिलाको हाम्रो पुरानो चुनावमा हुँदाखेरिको पनि हाम्रो घोषणा पत्र छ, पहिलाको पनि घोषणा पत्र छ। अब त्यो पुरानो घोषणा पत्र मा पनि कतिपय कुराहरू हामीले गरिसकेका छौँ, कतिपय कुराहरू गर्न बाँकी छन्। त्यसो गर्दाखेरि ती घोषणा पत्रमा भएका कुराहरूलाई पनि बाँकी गर्न बाँकी कुराहरूलाई गरेर जाने र गरिसकेका कुराहरूलाई चाहिँ हामीले यो गर्न सकेका छौँ भन्ने भइहाल्छ। त्यस कारणले गर्न बाँकी कुराहरूलाई पनि पुरानो घोषणा पत्रहरू कोलाई पनि सुझावलाई पनि पुराना योभन्दा चाहिँ 5 अगाडि तयार गरिएको घोषणा पत्र त्यसपछि अहिलेको घोषणा पत्रलाई ट्याली गरेर नयाँ ढङ्गले अलिक फरक ढङ्गले लिएर जाने भन्ने सोचिएको छ।
1: घोषणा पत्रको कुरा गर्दाखेरि चाहिँ अब प्राय चाहिँ कपी पेस्ट हुन्छ, 5 अगाडिका मुद्दा पनि फेरि त्यही मुद्दाहरू चाहिँ जस्ताको तस्तै पनि आउँछ घोषणा पत्रमा, त्यही कुरा चाहिँ जनतामाझ पुर्याइन्छ भनेपछि 5 हामीले के उपलब्धि हासिल गर्यौँ भन्ने कुरा पनि त्यसमा प्रश्न रह्यो। यो कपी पेस्ट हुन्छ अथवा जस्ताको तस्तै आउँछ, केही मात्रै चाहिँ सामान्य सुधार सामान्य त्यसमा केही करेक्सन मात्रै हुन्छ भन्ने खालको जनगुनासो पनि पटक पटक सुनिने गर्छ, त्यो कुरालाई यहाँले कसरी ध्यान दिनुभएको छ?
3: होइन, त्यो त अब गुनासो त आउने कुरा नै भयो। जस्तो एउटा कुरा चाहिँ कपी पेस्ट भन्ने कुरामा चाहिँ जस्तो जुन कुरा हामीले चाहिँ मेहनत गरेर अघिल्लो चोटि बनाएका थियौँ त्यो गर्नै बाँकी छ भनेपछि त्यो गर्ने कि नगर्ने, नयाँ ढङ्गले कि त्यसलाई छोडिदिएर हिँड्ने त? कपी पेस्ट भन्ने कुरै भएन यहाँनिर क्या। जब हामीले मेहनत गरेर यो गर्नुपर्छ भनेर भन्यौँ, हामी मानिलिउँ तपाईँले केही काम गर्नुपर्छ भन्नुभयो तर तपाईँको डेट सिद्धियो, डेट सिद्धेपछि त्यो काम गर्न पर्दैन त, काम त गर्नुपर्ने काम हो नि त। त्यसैले गर्दा गर्नै पर्ने कामहरू, हामीले उठान गरेको कामहरू जब हामीले 5 काम गर्न सकेनौँ भने त यो त हामीले सकेनौँ है जनताहरू
1: भनेको। जस्तो यहाँले भन्नुभएको चाहिँ जस्तो अल्पकालीन र दीर्घकालीन मुद्दाका कुरा चाहिँ अल्पकालीन चाहिँ 5 समेट्ने गरी बनाइन्छ भने दीर्घकालीन चाहिँ अलिकति त्यो पहिलेकै मुद्दाहरू फेरि पनि कन्टिन्यू हुन्छन् भन्ने कुरा
3: होइन। कहिले काहीँ होइन, यो त अल्पकालीन र दीर्घकालीन त जहिले पनि हुन्छ होइन। रणनैतिक योजना बनाइन्छ, कार्यनैतिक योजना पनि हुन्छ, तर अधिकांश चुनावी नारा चाहिँ रणनैतिक हुँदैन, धेरै थोरै हुन्छ, थोरै हुन्छ, किनकि कार्यनैतिक नाराहरू हुन्छ। त्यही कार्यनीतिभित्र पनि मैले 5 गर्छु भने तर मानिलिउँ गर्न सकिनँ
1: विभिन्न कारणले,
3: यो कारणले मैले गर्न सकिनँ भनेर जनता समक्ष त माथि त माग्नुपर्छ त। नैतिक बानी एउटा राजनीतिक नेताहरूले पार्टीले त मैले यो कारणले यो काम चाहिँ मैले गर्न सकिनँ है भनेर त जनता समक्ष त जानुपर्ने हुन्छ मैले
1: पक्कै पनि
3: हामीले। त्यस कारणले गर्दाखेरि पनि हाम्रा चाहिँ त्यो पुरा नभएका कामहरू त कपी पेस्ट होइन कि, कतिपय कति कुरा भएनन् भनेर त्यसलाई एनालाइसिस गरेर त्यसलाई हेरेर बुझेर अनि हामी यो काम चाहिँ हामीले यो कारणले गर्न सकेनौँ भनेर हामी जनता समक्ष जानुपर्ने हुन्छ र भएका कामहरू चाहिँ यी भए भनेर हामीले त्यसलाई चाहिँ नि चुनावी चाहिँ नारा बनाउनु पर्ने हुन्छ र अब गर्ने कामहरू चाहिँ यो कुरा चाहिँ विगतमा पनि हाम्रो आँखामा परेको थिएन होला अब चाहिँ हाम्रो पर्छ भनेर जानुपर्ने।
1: हजुर, हामी कार्यक्रम नेपाल चौतारीमा छौँ। नेपाल चौतारीमा आज हामी चुनावी मुद्दाका बारेमा कुरा गर्दैछौँ। त्यसमा नेकपा माओवादी केन्द्रका चुनावी मुद्दा के छन्, कसरी चाहिँ चुनावमा गइरहेको छ नेकपा माओवादी केन्द्र भन्ने बारेमा छलफल गरिरहेका छौँ। हामीसँग अञ्जना विसङ्के हुनुहुन्छ आजको अतिथि। हामी कार्यक्रममा एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिनेछौँ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013456607 र 9805075008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ। आज हामीले निर्वाचनको तयारीका सँगसँगै चुनावी मुद्दा के कस्ता छन् भनेर नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य अञ्जना विसङ्गेसँग कुराकानी गरिरहेका छौँ। अञ्जनाजी, हामी कुराकानीका क्रममा छौँ। जस्तो यो हामीले घोषणा पत्रको कुरा गऱ्यौँ, एजेन्डाको कुरा गऱ्यौँ, एजेन्डा लिएर जनताकामा जाने कुरा गऱ्यौँ, अनि यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तो अब कतिपय एजेन्डाहरू लिएर जाँदाखेरि चाहिँ लाग्छ कि जो प्रतिनिधि हुनुहुन्छ, जो उम्मेद्वार हुनुहुन्छ अथवा जो नेता हुनुहुन्छ, उहाँले नै जस्तो म यो गर्छु, म बाटो बनाउँछु, पुल बनाउँछु भनेर भन्नुहुन्छ होइन, अनि जनताले पनि पत्याउनुहुन्छ, विश्वास गर्नुहुन्छ। अनि यहीँ एउटा प्रश्न चाहिँ के रहन्छ भन्दाखेरि चाहिँ त्यो बाटो बनाउने, पुल बनाउने होइन, त्यो विकास निर्माणका काम गर्ने, त्यो जिम्मेवारी त, त्यो रोल्स एन्ड रेस्पोन्सिबिलिटी त उम्मेद्वारको अथवा त्यो नेताको हुन्छ कि उसले चाहिँ यो पैरवी गर्ने, नीति नियम बनाउने मात्रै हो? खासमा यसमा अलिकति दुविधा छ भन्ने खालको कुराहरू पनि आएको भएर यो प्रश्न सोधेँ मैले।
3: खासमा दुविधा चाहिँ हुनु नपर्ने थियो, हामीले त्यो काम गर्छु भनेर कमिटमेन्ट पनि नगर्नुपर्ने थियो। मेरो हिसाबले कुरा गर्दाखेरि चाहिँ मलाई के लाग्छ भने हामीले एउटा चाहिँ राज्यको संरचना बदल्ने हो। यो संघीय सांसद, प्रदेश सांसद भनेको चाहिँ प्रदेशभित्रको चाहिँ नि संरचनालाई बदल्ने हो, ऐन कानुन बनाउनेतिर ध्यान दिने हो, र संघीयमा चाहिँ संघको सिङ्गो राष्ट्रको चाहिँ कतिपय चाहिँ ऐन नियम कानुन र कतिपय विधिहरूले चाहिँ त्यसलाई अप्ठ्यारा पारेका छन् भने त्यो फुकाउने कामहरू हो। र सामाजिक आर्थिक सांस्कृतिक जनताका त्यो सामाजिक आर्थिक सांस्कृतिक पाटोहरूमा चाहिँ कहाँ कहाँ हाम्रो चाहिँ नि प्लानिङ गर्नुपर्ने छ, कुन कुन योजनाले चाहिँ हामीलाई अप्ठ्यारो पारेको छ र कुन कुनलाई चाहिँ हामीले चाहिँ फुकाउनु पर्ने छ, र यो सिङ्गो संरचनालाई चाहिँ के गर्ने, र स्थानीय सरकारहरूलाई चाहिँ हामीले चाहिँ कसरी बाटो देखाउने, तिमी यो यो यो यो ठाउँमा यसरी यसरी तिमीले गर्नुपर्छ है भनेर बाटो देखाउने काम चाहिँ हाम्रो हो, र यो क्षेत्रमा सरकारले यो यो गरून् भनेर भन्ने काम हाम्रो हो। तर यो विकृतिलाई चाहिँ हामीले हल गर्न सकेका छैनौँ। यसको मुख्य कारण भनेको चाहिँ मुख्य राजनीतिक पार्टीहरूले नै, मुख्य राजनीतिक पार्टीका नेताहरू, शीर्षस्थ नेताहरूले नै यसलाई चिर्नु पर्थ्यो। हामी छोटा मोटा नेताहरूले चिरेर हुँदैन कि शीर्षस्थ नेताहरूले नै बरु चुनाव क्षेत्र आफ्नो नलिएर, निश्चित चुनाव क्षेत्र नलिएर चाहिँ यसलाई चाहिँ हामी यस्तो सरकार निर्माण गर्छौँ, जस्तो कि हामीले यो कोभिडको बेलामा देख्यौँ खरिद ऐनले कति अप्ठ्यारो पार्दो रहेछ भन्ने कुरा हामीले यो कोभिडमा यति धेरै महसुस गरेका छौँ कि 177 रुपियाँको चाहिँ नि खाना चाहिँ मा चाहिँ चेन्ज गर्न नसक्ने होइन, 500 चाहिँ नि खाना बनाउन नसक्ने हामीले, अनि त्यसभित्र खुवाउँदाखेरि चाहिँ त्योभन्दा बढी खुवाउनु पर्ने दायित्व, अनि त्यसभित्रबाट खुवाउँदा डाइट नपुग्ने, अनि बढी खुवाउँदा चाहिँ स्थानीय सरकारहरू चाहिँ नि भ्रष्टाचारको आरोपमा चाहिँ थुनिनु पर्ने, यो कस्तो विडम्बना। मैले एउटा मात्र उदाहरण दिएको, यस्ता कति छन् उदाहरणहरू, यस्ता कति छन् बाटो निर्माण, पुल निर्माणका, खरिद ऐनका विषयहरू, विविध खालका संरचनामा भएका समस्याहरू। मैले कस्तो छ त भन्दा यी कुराहरूलाई चाहिँ हामीले अझै पनि हल गर्न सकेका छैनौँ।
1: यहाँले भन्नुभएको चाहिँ जस्तो कुनै एकजना नेता चाहिँ चुनावमा भोट माग्न जानुहुन्छ भने म तपाईँको यो बाटो कालो पत्रे गरिदिन्छु भनेर उसले भन्यो भने त्यो उसले चाहिँ त्यो आश्वासन मात्रै दिया, उसको कार्यक्षेत्रभित्र पर्दैन त्यो विषय।
3: गर्यो भने पनि बेठीको कुरा गर्नुहुन्छ भने गर्न त उसले गर्छ, गर्ने नै त्यही हो। अहिलेसम्म कालो पत्रै गरेर हिँडेको छ सरकार, किनभने यो एउटा चाहिँ कस्तो भने यो पुँजीवाद र दलाल पुँजीवादको चरित्र भनेको के हो भने उत्पादन वृद्धि गर्ने होइन, उत्पादन वृद्धि गर्ने होइन कि विभिन्न कन्स्ट्रक्सन बनाउने हो, त्यहाँबाट नाफा लिने हो अनि देखाइदिने हो। त्यो दलाल चरित्रलाई हामीले कसरी चेन्ज गर्न सक्छौँ भन्ने यो अहिलेको चाहिँ राष्ट्रिय राजनीतिमा मुख्य समस्या यो हो। उत्पादन कसरी वृद्धि गर्न सक्छौँ, अहिलेको राष्ट्रिय राजनीतिमा हामीले चिन्तन गर्नपर्ने विषय यो हो। कसरी उत्पादन बढाउँछौँ, कसरी आयात निर्यातलाई व्यवस्थित गर्न सक्छौँ, कसरी आयातलाई घटाउन सक्छौँ, कृषि क्षेत्रमा के गर्न सक्छौँ, स्ट्राटेजिक प्लान कसरी गराएर जाने, यी यावत कुराकानी गर्नुपर्ने छ। स्वास्थ्य क्षेत्रमा पनि पब्लिक हेल्थसँग रिलेटेड कुराहरूलाई कसरी प्रचार गर्ने, कसरी क्रिएटिभ हेल्थमा मात्रै चाहिँ मेसिनरी र चाहिँ औषधि खुवाउने चाहिँ एउटा चाहिँ जीवित मेसिन मानव कस बनाउनबाट कसरी हल गर्ने, पर्यावरणको विषयमा कसरी हल गर्ने, यी यावत विषयहरू छन् जुन विषयलाई चाहिँ अहिलेको निर्वाचन प्रणालीले चाहिँ हल गर्दैन भन्ने लाग्छ मलाई। अहिलेको निर्वाचन प्रणालीले हल गर्दैन। एकातिर समानुपातिक र चाहिँ प्रत्यक्ष भनिएको छ, समानुपातिक दोस्रो दर्जाका जसरी महिलाहरूलाई दोस्रो दर्जा भनिएको छ त्यस्तै गरिकन समानुपातिकलाई दोस्रो दर्जा बनाइदिएका छन् नेताको। विगतमा चाहिँ केपी ओलीको सरकारमा हामी पनि थियौँ, नेकपा थियौँ, त्यही बेलामा चाहिँ एउटा सामान्य बजेटको चाहिँ विन्यास गर्दा समेत प्रत्यक्ष निर्वाचितलाई चाहिँ 6 करोड 4 करोड दिएर उहाँहरूको तजबिजमा चाहिँ समानुपातिक निर्वाचन प्रणालीबाट आएकाहरूलाई चाहिँ हात थाप्ने भिन पाउने भेकमगुवा बनाइदिनु भयो। भनेपछि कस्तो चुनावी प्रणालीमा हामी गयौँ त, एउटै चुनावी प्रणालीमा पनि प्रत्यक्ष र समानुपातिक गराएर त्यहाँभित्र डिबेट र क्लास बनाइदिएर चाहिँ के अरे सांसद पनि ए ग्रेडको र बी ग्रेडको बनाइदिने काम पनि भयो।
1: एउटै सिस्टममा वर्ग विभाजन गर्यो जसले चाहिँ कन्फ्लिक्ट ल्यायो।
3: वर्ग विभाजन किनभने नेपालमा त वर्ग विभाजन गर्न धेरै जानेका छन्। यो त वर्ण व्यवस्थामा आधारित समाज हो यो नेपाल त, होइन? बाहुन भित्र पनि उपाध्यभित्र फेरि जैसी, त्यसपछि क्षेत्रीय शूद्र दलितभित्र पनि कामी ठुलो कि सार्की ठुलो कि परिवार ठुलो, यस्तो विभाजन गरेको समाजमा चाहिँ समानुपातिक प्रणाली र शुद्ध हाम्रा नेपालका राजनीति पार्टीले विभाजित गरिदिए नेताहरूले, होइन? भन्न खोजेको यो कुरालाई हल गर्ने हो भने अब चाहिँ पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा चाहिँ नगइकन हामी जस्ता जनताहरू र अनि त्यसपछि चाहिँ एक खालका नेतृत्वहरूले चाहिँ यसलाई बुझाउन सक्ने एउटै उपाय हो पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा। जब पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान्छ त्यो चाहिँ के हो त भन्दा पार्टीले दिएको एजेन्डामा काम गर्न र नीति बनाउन जाने हुन्छ। अनि म यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भनेर पैसा पनि खर्च गर्ने धाक पनि लगाउने र एक खालका चाहिँ नि पुँजीपतिहरूले जो पार्टी कब्जा गर्न खोजेका छन्, एक खालका ठेकेदारहरूले जो पार्टी कब्जा गर्न खोजिराखेका छन् त्योबाट पनि के हो त भन्दा मुक्त हुन्छ र ठिक ठाउँमा जान्छ भन्ने लाग्छ।
1: हामीसँग पुष्कर थापा हुनुहुन्छ, दैलेखबाट फोन गर्नु भएको छ। पुष्करजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
4: नमस्कार, आजको अति पनि नमस्कार छ।
1: हजुर, तपाईँको प्रश्न विचार के छ?
4: नेकपा माओवादी केन्द्रले शिक्षा क्षेत्रमा कस्ता एजेन्डाहरू लिएर गएको छ, मेरो प्रश्न यति नै।
1: शिक्षा क्षेत्रमा कस्तो एजेन्डा लिएर गएको छ, जान लागिरहेको छ भन्ने प्रश्न यहाँको। हस्, धन्यवाद।
3: हामीले चाहिँ नेकपा माओवादीको शिक्षा क्षेत्रमा चाहिँ हाम्रो पहिल्यैदेखि के हो त भन्दा निजी क्षेत्रलाई चाहिँ प्रश्रय नदिने र सार्वजनिक विद्यालयहरूलाई विशेष ग्राह्यता दिने र अर्को कुरा चाहिँ निशुल्क शिक्षामा चाहिँ हामीले विधेयक पनि पारित गरिसकेका छौँ शिक्षा स्वास्थ्य समिति र यो मौलिक अधिकारभित्र पर्ने हाम्रो दायित्वभित्र हामीले 54 पछि म आफै पनि सांसद भइसकेपछि चाहिँ निशुल्क शिक्षा सम्बन्धी हामीले विधेयक पारित गरेका छौँ र त्यसमा चाहिँ के हो त भन्दा आधारभूत उच्च शिक्षासम्म चाहिँ निशुल्क शिक्षा हुनुपर्ने, त्यो पनि दलित त्यसपछि सीमान्तकृत अनि के अरे गरिबहरू र एउटा क्याटेगोरी बनाएर जो चाहिँ नि समावेशी क्याटेगोरी छ त्यसभित्रका चाहिँ उत्पीडित समुदायहरूलाई चाहिँ निशुल्क शिक्षा चाहिँ दिने भनेर चाहिँ हामीले त्यो नि चाहिँ शिक्षा क्षेत्रमा चाहिँ अगाडि बढिएको छ। एउटा त्यो नै हो र दोस्रो चाहिँ सामुदायिक स्कुल र के अरे प्राइभेट स्कुलको चाहिँ कम्तीमा गुणस्तरलाई चाहिँ नि कम गराउने, जस्तो अहिलै चाहिँ नि प्राइभेट स्कुललाई बन्द गर भन्यो भने चारैतिरबाट एकातिरबाट करको समस्या, अर्कोतिरबाट चाहिँ जनताबाटै विद्रोह हुने समस्या हुन जान्छ र एकैचोटि बन्द गर भन्नुभन्दा पनि खर्च गरेर प्राइभेट स्कुलमा हामीले किन पठाउँछौँ बच्चाहरूलाई भन्दा गुणस्तरीय छ भन्ने एउटा भ्रम पनि छ, सत्यता पनि छ त्यसभित्र। त भनेपछि हामीले सरकारी स्कुललाई नै कसरी हामीले चाहिँ गुणस्तरीय बनाउन सकिन्छ, कसरी चाहिँ व्यवस्थित गराउन सकिन्छ भन्ने योजना अन्तर्गतै प्राइभेट स्कुलहरूलाई कर वृद्धि गराइदिने, त्यसपछि सरकारी स्कुललाई चाहिँ फेसिलिटी बढी गराइदिने, त्यसो भइसकेपछि चाहिँ हाम्रो चाहिँ बिस्तारै चाहिँ प्राइभेट स्कुल चाहिँ खारेजी हुँदै जान्छ र सरकारी स्कुलले व्यवस्थित अगाडि बढाउन सक्छ। र मुख्य कुरा चाहिँ अहिले चाहिँ प्राविधिक शिक्षा क्षेत्रमा चाहिँ प्राविधिक विषयलाई विशेष ध्यान दिएको छ यसपालि, किनभने हामीले यो सरकारमा हुँदाखेरि पनि हामीले थुप्रै प्राविधिक स्कुलहरू विश्वविद्यालयहरू बनाउने प्रयत्न गऱ्यौँ र मेडिकल कलेजहरू पनि हामीले सातै प्रदेशमा चाहिँ सरकारी संयन्त्र अन्तर्गत बनाउने, प्राइभेटाइजेसनलाई चाहिँ कम गराउने भन्ने कुरा नै गऱ्यौँ हामीले। अनि कृषि क्याम्पसहरू पनि व्यवस्थित ढङ्गले खुलेका छन् र सिटिभिटीभित्र परम्परागत सिप भएकाहरूको पनि एउटा सिटिभिटी अन्तर्गत चाहिँ एउटा चाहिँ नि के अरे पेडागोजी बनाएर पाठ्य पुस्तक बनाएर हामीले व्यवस्थित गराएर लिएर जाने भन्ने कुरा पनि गरेका छौँ। र हामीले चाहिँ नि संसारभरको यो विश्वविद्यालयहरू जस्तो कि अहिले हामीले योगमाया विश्वविद्यालयलाई विस्तार गरेका छौँ, जो चाहिँ नेपालमा आयुर्वेदिक वैकल्पिक चिकित्सा क्षेत्रमा चाहिँ पश्चिम भन्दा चाहिँ पूर्वीय दर्शनमा चाहिँ व्यवस्थित थियो, र त्यसलाई पनि कसरी शिक्षा शैक्षिक त्यसलाई चाहिँ एउटा प्रणालीमा ढालेर त्यो आयुर्वेदलाई चाहिँ हामीले नेपालमा चाहिँ व्यवस्थित शैक्षिक प्रणाली अन्तर्गत विश्वविद्यालय अन्तर्गतै ढालेर हाम्रो नेपालमा चाहिँ रिसर्च गर्ने, जस्तो गुर्जो खानुहुन्छ कि हुँदैन, बेसार खानुहुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ बोलिदिँदाखेरि चाहिँ एउटा हाँसोको विषय बन्छ, अनि त्यही विषय चाहिँ रिसर्च गर्यो भने चाहिँ त्यसले प्रमाणित हुन्छ, अनि रिसर्च गर्दैन भने चाहिँ अहिलेको बच्चाहरूले चाहिँ त्यो चिजलाई मान्दैनन्, अहिलेको युवाहरूलाई त्यो चिजले मान्दैनन्। कति मात्रा खुवाउने त मेरै बच्चाले भन्छ, त्यो मात्राको बारेमा तपाईँले बुझ्नु भएको छ, रिसर्च गर्नु भएको छ भन्छ नि, चिजहरू धेरै छन् हामी, त्यसलाई के हो त भन्दा त्यसलाई चाहिँ
1: व्यवस्थित गर्दै लानुपर्छ,
3: लैजान पाएका छैनौँ हामीले। यस्ता चिजहरू धेरै छन् शिक्षा क्षेत्रहरूमा गर्नुपर्ने हामीले कामहरू पनि धेरै छन्। अनिवार्य शिक्षालाई चाहिँ हामीले कसरी लैजाने भन्ने हामीले विधेयक पनि पास गर्यौँ कि बच्चाहरूलाई स्कुल नपठाउने र पटक पटक भन्दाखेरि पनि बच्चाहरूलाई चाहिँ आधारभूत स्कुलमा सुद्ध नपठाउने अभिभावकहरूलाई चाहिँ कस्तो दण्ड सजाय दिने अथवा उनीहरूलाई कसरी अवेर गराउने भन्ने सुद्ध हामीले विधेयकमा चाहिँ लेखेका छौँ।
1: हामीसँग अर्को सहभागी हुनुहुन्छ, उषा ढुङ्गाना अछामबाट हुनुहुन्छ। उषाजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
5: हजुर नमस्कार, अनि अतिथिजीलाई पनि नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
5: हजुर, मेरो प्रश्न यस प्रकारका, राजनीतिक दलहरूले आफ्नो दर्शन विचारधारा कार्यक्रम र आफूले प्रतिनिधित्व गरेको पक्षको उद्देश्यहरू पूरा गर्न राजनीतिमा प्रतिस्पर्धा गर्दछन्। सामाजिक स्वास्थ्य, मत र विचारको संग्रह, राजनीतिक संचार, नागरिक शिक्षा, वैकल्पिक नीतिहरूको प्रस्तुति र राजनीतिक अधिकृतहरूको नियुक्ति दलहरूले गर्ने महत्त्वपूर्ण कार्यहरू हुन्। तैपनि राजनीतिक दलहरू किन व्यक्तिगत स्वार्थ पुरा गर्ने मात्र काम गरिरहेका छन्? नेकपा माओवादीले चाहिँ आफूले गर्नुपर्ने कार्यहरू गरिरहेको छ कि छैन, भने कस्ता कार्यहरू गरिरहेको
1: छ? हस्, धन्यवाद। उषा ढुङ्गाना हुन्थ्यो अछामबाट, म अर्को एकजना सहभागी पनि आउनु भएको छ, उहाँको पनि कल लिन्छु। नवीन गिरी हुनुहुन्छ पाल्पाबाट। नवीनजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
6: हजुर, धन्यवाद।
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग अञ्जना विसङ्गी हुनुहुन्छ, नेकपा माओवादी केन्द्र सदस्य।
6: सभासदलाई पनि नमस्कार है मेरो तर्फबाट। मेरो प्रश्न के छ भन्दा, जस्तो कि यो अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्रलाई परिवर्तन गर्ने भन्ने एउटा परिपत्र पठाउने भन्ने कुरो भएको थियो, अहिलेसम्म पठाइएको छैन, यसलाई माओवादी केन्द्रले कसरी हेरिरहेको छ? मेरो प्रश्न है।
1: हस्, धन्यवाद। उषा ढुङ्गाना अछामबाट हुनुहुन्थ्यो, त्यसै गरी नवीन गिरी पाल्पाबाट हुनुहुन्थ्यो। अञ्जनाजी,
3: अब उषा ढुङ्गानाजीको विषय चाहिँ जस्तो
1: व्यक्तिगत स्वार्थको कुरा गर्नुभएको थियो उहाँले,
3: त्यही त व्यक्तिगत स्वार्थको कुरा गर्नुभयो हो। व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नको निमित्तै राजनीतिक पार्टी निर्माण गरेका हौ। सुरुवातमा हामीले हाम्रो चाहिँ व्यक्तिगत स्वार्थलाई लिएर बस्यौँ भने हामीले हाम्रो स्वार्थ पनि पुरा गर्न सक्दैनौँ, सामूहिक स्वार्थलाई अगाडि बढायौँ भने स्वत हाम्रो व्यक्तिगत स्वार्थ पुरा हुन्छ भन्ने राजनीति बाट प्रेरित भएर म राजनीतिक आन्दोलनमा हिँडेको हो। मेरो कुरा गर्नुहुन्छ भने हाम्रो सिद्धान्त नै त्यही थियो कि म व्यक्ति बन्छु भन्यो भने बन्दैन, तर म देश बनाउँछु भन्यो भने म स्वत बन्छु। त्यसकारण यो सिद्धान्तलाई हामीले लागू गर्नुपर्छ। मेरो आमा बुवाप्रति मेरो माया होला, तर
7: मैले चाहिँ यदि देश बनाइन भने मेरो आमा बुवाले पनि खान पाउनुहुन्न भनेर हामीले बच्चा बच्ची आमा बुवा सबै छोडेर हिँडेका हौ क्रान्तिको आन्दोलनमा, र हामीले 30 वर्ष गुजारिसकेका छौँ, र हामीले व्यक्तिगत हिसाबले चाहिँ म यस्तो गर्छु भनेर व्यक्तिगत हिसाबले हामीले धेरै काम गर्न पनि पाएनौँ, हामीले इभन चाहिँ आफ्नै अध्ययन पनि राम्रोसँग गर्न पाएनौँ, त्यो इतिहास हामीसँग छ जस्तो लाग्छ, सम्पूर्ण राजनीतिक पार्टीका नेताहरूसँग छ त्यो। तर जब हामीले त्यो मुभमेन्टलाई छोडेर जब हामी एउटा सत्ता सञ्चालनको प्रक्रियामा आउँछौँ त्यसपछि चाहिँ बिस्तारै हाम्रा स्वार्थहरू चाहिँ हामीले बिर्सिएका हौँ कि बिर्सिन लगाइएको हो कि त्यो प्रणालीले त्यो गरेको हो कि त्यो चाहिँ एक प्रकारले भन्दाखेरि के हो भने हामी अलिअलि असफल हुन पुग्या हो कि जस्तो हामीलाई फिल भएको छ, यो म आत्मस्वीकार गर्छु। तर के पनि हो भने जनता र जनताको चेतना र नेताको चेतना स्तरमा चाहिँ ग्यापिङ भयो भने र जनताको चेतना स्तर र नेताको चेतना स्तरको बीचमा चाहिँ समन्वय भएन भने जनता र नेताको बीचमा चाहिँ आलोचनात्मक प्रणालीको विकास भएन भने पनि यो चिजले चाहिँ के हो त भन्दा घर गर्दो रहेछ, कस्तो जनताको बीचमा कस्तो नेता उत्पादन हुन्छ। त्यसैले गर्दा के हो भने हामीलाई चाहिँ ठिक ठाउँमा पुर्याउने काम पनि जनताकै हो, हामीलाई ठिक ढङ्गले चाहिँ नि मूल्याङ्कन गरेर हामीलाई पुरस्कार दिने हो कि दण्ड दिने काम पनि जनताकै हो। तर त्यो अलि जनता पनि उदासीन भयो कि भन्ने चाहिँ मेरो जनताप्रति नै प्रश्न छ। हामीले भनिराखेका छौँ कि हामी राम्रा मान्छे चुनेर पठाउँ भनिराखेका छौँ, तर चुनेर जाने बेलामा पनि पैसा भएका क्रान्तिको आन्दोलनमा मेहनत गरेर आनन्द साथ एउटा कोठामा बसेका नेतालाई चुन्दैनन्। त्यसको कस्तो स्ट्यान्डर्ड लिभिङ स्ट्यान्डर्ड छ, उसले कति गाडी घोडा लिएर हिँड्छ, कति वरिपरि मान्छे राख्न सक्छ, होइन कस्तो हाइफाई र शानले हिँड्या छ, त्यो नेतालाई चाहिँ चुनेर पठाइदिन्छ।
1: व्यक्तिगत स्वार्थको कुरा गर्दा त्यो नेतामा मात्रै होइन मतदाता अथवा जनतामा पनि त्यो खालको
7: मतदाता त्यो त मतदातामा पनि छ। किन त हामीले चाहिँ नि ठेकेदारहरूलाई चाहिँ चुनावमा जितेर पठायौँ, यो प्रश्न मलाई अहिले जनतालाई गर्न मन लागेको छ। मलाई जनताले त हामीलाई धेरै प्रश्न गर्नुभयो, किन हामी महिला उम्मेद्वार जित्दैनौँ, किन हामी दलित उम्मेद्वार जित्दैनौँ, किन हामी गरिब उम्मेद्वार जित्दैनौँ, किन हामी यस्ता उम्मेद्वार जित्दैनौँ जसले चाहिँ हाइफाई गरेर चाहिँ ठुलो चाहिँ पजेरो स्कार्पियो चलाएर हिँड्न सक्दैन।
1: मुद्दा एकातिर पैसा र पावर छ भने चुनाव जितिन्छ भन्ने खालको
7: पार्टीभित्रैको मान्छे हुन त कतिपय अब कुनै ठाउँमा देखाइदिनु भएको छ स्थानीय चुनावमा जनताले। तर मलाई के लाग्छ भने एउटा आइडियोलोजी बोकेका नेताहरू चाहिँ पार्टीभित्र प्रशस्त छन् त्यो स्वतन्त्र उम्मेद्वार भन्दा दर्जनौ छन्। ती मान्छे किन अगाडि आउन सकेनन् त, दर्जनौ छन्। हामीले स्वतन्त्र उम्मेद्वारको अहिले चाहिँ एकदम धेरै कुरा गरिराखेका छौँ, त्यो स्वतन्त्र उम्मेद्वार भन्दा पार्टीभित्रमै रहेर पार्टीभित्र पनि अलिअलि किचिएर बसेका, पार्टीभित्र पनि अलिअलि टाइफाई नदेखाइकन बसेका, जनताको पक्षमा लड्ने थुप्रै नेताहरू छन्।
1: मैले एउटा कुरा सम्झेँ,
7: पार्टीभित्र पनि तिनलाई किन पार्टीभित्रबाट पनि भएका तिनी राम्रा पात्रलाई किन चाहिँ नि जनताले चाहिँ नहेरेका होलान्,
1: अञ्जनाजी मैले यहाँ एउटा कुरा
7: सम्झेँ कि नबुझेका होलान्,
1: एउटा कुरा चाहिँ मैले यहाँलाई सोध्न चाहे अथवा सम्झेको कुरा चाहिँ जस्तो अहिले मुद्दाकै कुरा गर्दा यहाँले स्वतन्त्र उम्मेद्वार गर्ने कुरा गर्नुभयो, पुष्पकमल दाहाल प्रचण्डले नै एकजना स्वतन्त्र उम्मेद्वारलाई हाम्रो मुद्दा बोकेर तपाईँ जानुभयो त्यही भएर तपाईँले जित्नुभयो भन्ने गरेको हामीले सुनेका थियौँ, होइन। सो यो मुद्दा चाहिँ हामीले यो प्राथमिकीकरणमा गर्न नसकेको हो अथवा यसमा किन ग्याप भयो भन्ने प्रश्न चाहिँ अहिले आउन थालेको छ, यहाँलाई पनि जोड्नुभयो प्रसङ्ग, चुनौती पनि होला।
7: मैले भन्छु जस्तो मुद्दाको विषयमा, जस्तो मुद्दाको कुरा गर्दाखेरि संघीयताको मुद्दा सबभन्दा पहिला कसले ल्यायो, मुद्दाको कुरा गर्दाखेरि महिलालाई मुख्य पदहरूमा चाहिँ महिलाहरू चाहिँ आउनुपर्छ र दलितहरूको निमित्त चाहिँ सम्पूर्ण दलितहरूको निमित्त ओडाबाट उठाउनुपर्छ भन्ने कसको सरकारको पालामा आयो, प्रचण्डको नेतृत्वको सरकारको पालामा निर्माण भएको हो नि त्यो, के विषय त 3,000-6,000 महिलाहरू चाहिँ अहिले फिल्डमा चाहिँ नि दलित महिलाहरू हुनुहुन्छ नि जसले आवाज उठाउनु भएको छ कि हामीलाई यहाँनिर छुवाछुत भयो भनेर, ती विषय मुद्दा कसले उठाएको, त्यो मुद्दा चाहिँ के हो त भन्दा मुद्दा उठाएको कुरा त जनताले त ड्याम केयर आजको भोलि नै बिर्सिँदो रहेछ. दुई खालका मैले जनता देखेको छु. एउटा चाहिँ के भने पार्टी प्रति लिप्त हुने जनता, त्यो पार्टीमा चाहिँ कसलाई चाहिँ कसले चाहिँ नि के गरेको छ त भन्दा कल कसको मैले पार्टी सदस्यता लिएको छु चुप्प लाग्छ त्यो जनता. फलानुले यस्तो काम गर्यो नि भन्दा चुप्प लाग्छ, चुप्प लागेर सुन्छ सुन्छ सुन्छ सुन्छ अनि आफ्नै पार्टीमा गएर भोट हाल्छ. एउटा यस्ता खाले जनता छन्. अर्को यस्ता खाले जनता हुनुहुन्छ कि जसले बुझ्नुहुन्छ होइन, तर बुझ्नुहुन्छ आइडियोलोजीमा बायस, राजनीति गर्न हुन्न भन्ने कुरा चाहिँ बुझ्नु भएको छ एक खाले मान्छेहरूले चाहिँ. यस्ता पोलिटिक्स गर्ने आइडियोलोजी गर्नेहरूलाई चाहिँ नि कहाँबाट यो फरक ढङ्गको पार्टी नै नबुझ्या मान्छे, आन्दोलनै नबुझ्या मान्छे आओस् न हामी हालिदिन्छौँ भन्ने छ एउटा अति फेरि. भनेपछि कस्तो छ भने कतिपयले फेरि बुझेका पनि छन्. अब यो सबैको कमी कमजोरी चाहिँ के हो भने हाम्रो पनि होला, हाम्रा हामीले पनि हाम्रो कुराहरू बुझाउन नसकेको होला, हामीले पनि हाम्रो ढङ्गले चाहिँ हिँड्न नसकेको होला. एउटा राजनीतिक आन्दोलनमा लागेकाहरूलाई जसले निजी व्यवसाय गर्दैन धेरै, जसले चाहिँ निजी ढङ्गले चाहिँ जिन्दगीभर कुनै व्यवसाय गरेन, अब त्यो मान्छे चाहिँ जनताको समस्या आएर म यो काम गर्छु भन्दाखेरि त्यो मान्छेले चाहिँ त्यो मान्छेको धेरै थरी नपुग्छ होला, पुग्दैन होला. तर अब त्यो त्यसको आधारमा चाहिँ उसले जनताको काम कसरी गरिराखेको छ, यसलाई चाहिँ जनताको प्रतिनिधित्वको रूपमा लैजाउँ भन्ने कुरा चाहिँ सोच्दाखेरि त्यहाँनिर तिन चारवटा ब्यारियरहरू आउन सक्छन्। एउटा ब्यारियर भनेको चाहिँ एउटा सिङ्गो विश्व अहिले कतातिर ढल्किरहेको छ त भन्दा इन्डिभिजुअलिजममा छ. तपाईँ देखिराख्नु भएको छ कि व्यक्तिको एउटा सानो मुद्दामा व्यक्तिको पछाडि हिँडिरहेको छ, सिस्टम संरचना चाहिँ जस्ताको तस्तै छ. अहिले हामी नेपालमा देखिराखेका छौँ कि सानो एउटा मुद्दामा चाहिँ नेपालमा चाहिँ विविध मान्छेहरूले चाहिँ हाई हाई कमाइराखेका छन्, तर के नेपालमा एउटा सानो मुद्दाले चाहिँ नि समस्या समाधान हुन्छ?
1: ए मुद्दाकै कुरा गर्दाखेरि अघि नवीन गिरीले चाहिँ अपाङ्गताको मुद्दाको कुरा उठाउनु भएको थियो, हामीले त्यो कुरालाई छुट्यौँ. हजुर,
7: अपाङ्गताको र के अरे अमेरिका र युरोपमा एउटा सानो मुद्दाले पनि त्यहाँ चाहिँ के हो त भन्दा राजनीतिक पार्टीका नेताहरू सफल हुन्छन्, तर नेपाल यस्तो हो कि यहाँ अझै पनि संरचना भत्काएर नयाँ संरचना बनेकै छैन. भत्काउन खोजिएको छ तर नयाँ संरचना बनेकै छैन, नीतिगत संरचना हामीले अझै बनाउन बाँकी छ. त्यसकारणले गर्दा अझै पनि बाँकी छ कि संरचनाको निमित्त सचेत भएर अगाडि बढ्नै बाँकी छ नेपालमा.
1: हजुर, अब हामीसँग समय हामी कार्यक्रमको अन्त्यम अन्त्यमतिर पनि आउन लागिसकेका छौँ. हामीसँग दुईजना सहभागी पनि हुनुहुन्छ. अघि नवीनजीले अपाङ्गताको प्रश्न पनि सोध्नु भएको, त्यसमा पनि जोडौँला. म दुईजनाको प्रश्न लिइहाल्छु.
7: हामीले शिक्षा एउटा त अपाङ्गताको कुरा गर्दाखेरि नेकपा माओवादी केन्द्र सबैभन्दा अपाङ्गता भएको, कृत्रिम ढङ्गले जो जनयुद्धमा लागेर पनि अपाङ्गता भएकाहरूको संख्या चाहिँ भारी मात्रामा चाहिँ हाम्रै पार्टीभित्र छन्, जसले गर्दा हामीले अपाङ्गतालाई चाहिँ विशेष संवेदनशील ढङ्गले हेरि पनि राखेका छौँ र हामी गरी पनि राखेका छौँ र गर्छौँ भन्ने पनि छ. अहिले पनि के हो त भन्दा अपाङ्गताको क्याटेगोरी हाम्रै सरकारले कोपालामा हामीले अपाङ्गताको क्याटेगोरी बनायो, क ख ग घ बनाएर एउटा क्याटेगोरी बनाएको छ. त्यो क्याटेगोरीमा रहेर चाहिँ के हो त भन्दा उहाँहरूलाई चाहिँ हरेक सुविधाहरू शिक्षाको, स्वास्थ्यको अनि त्यसपछि रोजगारीको यो सुविधासँग जोडेर र भत्ताको सुविधासँग जोडेर पनि हामीले चाहिँ यसलाई अगाडि बढाइराखेका छौँ. अहिले पनि हाम्रो कुरा के छ भने अपाङ्गता भएका जटिल अपाङ्गता भएकाहरूलाई चाहिँ सरकारले चाहिँ कम्तीमा पनि 10-15 हजार चाहिँ नि मिनिमम के अरे भत्ता दिएर चाहिँ अगाडि बढाउनु पर्छ. र के हो त भन्दा अपाङ्गता भएकाहरूलाई चाहिँ निशुल्क शिक्षा र निशुल्क स्वास्थ्य उपचारको निमित्त त हामीले चाहिँ नि एन कानुन बनाएकै छौँ र त्यसलाई चाहिँ व्यवस्थित ढङ्गले लागू गर्नुपर्छ. र अपाङ्गताभित्रको पनि उसको आफ्नो कुन क्षेत्रमा आफूले चाहिँ विशेष अब फरक क्षमता पनि भन्ने गरिन्छ अपाङ्गतालाई, त्यो फरक क्षमता भएकाहरूलाई पनि कहाँ कहाँ चाहिँ नि रोजगारीको व्यवस्था चाहिँ सिर्जना गर्न सकिन्छ भन्ने कुरामा पनि प्रायोरिटी दिएर एन कानुन बनिसकेका छ. त्यो एन कानुनलाई पनि लागू गर्ने र अझ चाहिँ त्यसलाई चाहिँ सेवा सुविधामा चाहिँ वृद्धि गराएर लिएर जानुपर्छ भन्ने कुरा छ हाम्रो।
1: हजुर, हामी कार्यक्रमको अन्त्यमा छौँ। हामीसँग दुईजना सहभागी त आइसक्नु भएको छ। गङ्गी अधिकारी हुनुहुन्छ दैलेखबाट, त्यसै गरी कृष्ण अधिकारी नेपालगञ्जबाट हुनुहुन्छ। उहाँको विचार चाहिँ म छोटोमा लिन्छु अनि त्यस पछाडि हामी कार्यक्रमको अन्त्यमा हुन्छौँ। गङ्गीजी, यहाँलाई स्वागत छ।
8: धन्यवाद आजको पाहुनालाई, नमस्कार।
1: तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस्, हामीसँग समय कम छ।
8: मेरो प्रश्न रहेको छ, सबै पार्टीहरूले आफ्नो आफ्नो उद्देश्य अनुसार चल्नु भएको हुन्छ, नचलेको मान्छे त कुनै मान्छे नि कुनै पार्टी पनि हुँदैन, तर पनि यस्तो गरेछौँ, फलाना गरेछौँ, हलाना गरेछौँ भनेर सबैले आफ्नो तर्क दिनुहुन्छ र जनताहरूलाई आशा देखाउनुहुन्छ, गर्छौँ भन्ने त सबै व्यक्तिहरू हुनुहुन्छ। त्यही भएर चाहिँ माओवादीले चाहिँ अथवा माओवादीले चाहिँ अपाङ्गता भएकालाई जोड दिएका छन् भन्नुभएको छ, तर पनि अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ त्यो असुविधा पाएका छैन। सबै पार्टीहरू भन्नुहुन्छ कतै अपाङ्गता भएका धेरै व्यक्ति
1: सेवा सुविधा पाइएन, पाइएको छैन त्यो भन्ने कुरामा मात्रै सीमित रह्यो भन्नुभयो। यहाँले यहाँको प्रश्न विचार त्यस्तो रह्यो भन्ने मैले बुझेछु। म अर्को सहभागी पनि लिइहाल्छु, कृष्ण अधिकारी नेपालगञ्जबाट हुन्छ। कृष्णजी, यहाँलाई नेपाल चौधरीमा स्वागत छ।
9: हजुर नमस्कार।
1: तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस्, हामीसँग समय सकिन लागिसकेको छ।
9: हाम्रो सबै नेताहरूले चाहिँ अब के कुरा गर्छ भने कुरा चाहिँ मिठा गर्नुहुन्छ होला। अब मैले माओवादीको आज कमरेड हुनुहुन्छ, उहाँलाई नि उहाँले आफ्नो जुन लडाकुहरू छ नि त्यसलाई के काम गर्नुभयो, उहाँले कुरा चाहिँ मिठा गर्नुहुन्छ। मलाई तिनवटा के काम गर्नुभयो मलाई सुनाइदिनु पर्यो।
1: हस्, प्रश्नको लागि धन्यवाद। अञ्जनाजी, उहाँ दुईजना सहभागीको पनि प्रश्न विचारलाई लिँदै अब हामीसँग समय थोर छ, यहाँले यसलाई चाहिँ सम्बोधन गरिदिनु।
7: प्रश्न सोध्ने सम्पूर्ण मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। मैले तिन चार चारवटा मात्रै होइन, तिनवटा होइन, यहाँ भन्यो भने धेरै हुन्छ होइन। म पाँच वर्षको सांसद भएँ, पाँच वर्ष सांसद भइसकेपछि मैले शिक्षा स्वास्थ्य समितिबाट मैले पाँच सातवटा आठवटा विधेयक पारित गरेको छु, त्यो विधेयक तपाईँहरूले पढ्नुहोला। महिलाहरूको सुत्केरी सम्बन्धी विधेयक, यो शिशु मातृ शिशु सम्बन्धी विधेयक हेर्नु होला, त्यहाँ महिलाहरूलाई कति कति सुविधा दिएको छ। मैले यो धेरै भन्न सक्दिनँ, तपाईँहरूको समय छैन। अर्को हामीले जनस्वास्थ्य सम्बन्धी विधेयक पारित गरेका छौँ। जनस्वास्थ्य सम्बन्धी विधेयकमा चाहिँ हामीले के गरेका छौँ त भन्दा, नेपालका राजनीतिक पार्टीदेखि लिएर कसैलाई पनि सरकारी हस्पिटलभन्दा बाहेक कहीँ उपचार गरेका छ भने पैसा नदिनु भनेका छौँ हामीले, र हामीले सरकारी हस्पिटललाई व्यवस्थित गर्नुपर्छ भनेका छौँ। निशुल्क स्वास्थ्य सम्बन्धी शिक्षा सम्बन्धी हामीले विधेयक पारित गरेका छौँ। त्यहाँ अपाङ्गता, दलित महिलाहरूदेखि लिएर चाहिँ गरिब निम्न स्तरका भएकाहरूलाई चाहिँ उच्च शिक्षासम्म चाहिँ हामीले चाहिँ निशुल्कताको विधेयक पारित गरिदिएका छौँ। त्यो विधेयकमा चाहिँ हामीले के पनि भनेका छौँ भने त्यहाँभित्र चाहिँ के हो त भने प्राविधिक शिक्षासँग सम्बन्धित विषयदेखि लिएर अन्य विषयहरू पनि हामीले पारित गरेका छौँ। अर्को कुरा, हामीले चाहिँ चिकित्सा शिक्षा सम्बन्धी विधेयक हामीले नै पारित गरेका हौँ, र त्यो चिकित्सा शिक्षा सम्बन्धी विधेयकमा चाहिँ पहिला 40-50 लाखसम्म चाहिँ नि करोडसम्म लिने चाहिँ, र अनि अर्को कुरा चाहिँ मेरिट बेसमा नगरेर जसले पैसा धेरै दिन्छ त्यसलाई चाहिँ नि मेडिकल कलेजहरूले चाहिँ जो उपचार गर्ने के अरे भर्ना गर्ने गरेका थिए तिनीहरूलाई पनि हामीले निश्चित गरेर त्यो विधेयक पारित गरेका छौँ। त्यो विधेयक पनि पढ्नुहोला। र हामीले हाम्रो क्षेत्रमा भएका कोभिडसँग सम्बन्धित विषयहरूमा हामी अनुगमन गरेर हामीले सरकारलाई चाहिँ के अरे कोभिडमा चाहिँ हामीले सबै लगभग सातैवटा चाहिँ प्रदेश, म आफै पनि कोभिडमा चाहिँ मुख्य बनेर काम गरेका थिएँ, सातैवटा प्रदेशहरू डुलेर हामीले चाहिँ नीतिगत रूपमा पनि उहाँहरूलाई चाहिँ बुझाएका छौँ। र हामीले कोभिडको अनुगमन गरेर यो चाहिँ ल्याबहरू सञ्चालन गर्ने विषयमा चाहिँ अहिले व्यवस्थित ल्याबहरू पनि छन्, सेन्ट्रल ल्याबहरू पनि चलिरहेका छन्। र मेरो आफ्नै नेतृत्वमा पनि मैले सुरेश वाग्ले क्यान्सर हस्पिटलको चाहिँ 8 वर्षदेखि चाहिँ सञ्चालनमा आएको थिएन, त्यो छिटै सञ्चालन हुनुपर्ने थियो, कालो सूचीमा राख्ने भन्ने थियो, तर हामीले कालो सूचीमा नराखौँ, 1 वर्षलाई चाहिँ म्याद दिउँ र त्यसलाई सञ्चालन गरौँ भने मैले हामीले मेरो नेतृत्वमा चाहिँ 5 सदस्यीय सञ्चालन के अरे 3 सदस्यीय समिति बनाएर हामीले 5 दिनमा रिपोर्ट तयार गरेर अहिले क्यान्सर हस्पिटल सञ्चालनमा आएको छ। तपाईँ क्यान्सर अब नेपालमा चाहिँ काठमाडौँभित्र टिचिङ हस्पिटलभित्र क्यान्सर चाहिँ उपचार गराउन सक्नुहुन्छ जनताहरूले, र हामीले चाहिँ हाम्रो बाटो निर्माणको कुराहरू हाम्रो थिएन, तर हामीले आफ्नो क्षेत्रमा
1: गर्नुपर्ने धेरै छन्। अब चुनाव पनि आउँदैछ, चुनावी एजेन्डा
7: गर्नुपर्ने कामहरू धेरै छन्। हामीले के अरे छुवाछुत सम्बन्धी विधेयक पारित गरेका छौँ तपाईँहरूलाई। पहिला छुवाछुतमा चाहिँ के थियो त भन्दा, धनीहरूले चाहिँ छुवाछुत गरे भने पनि 50,000 तिरेर जेल जानुपर्ने थिएन, अहिले हामीले दुइटै बनाइदिएका छौँ। यदि छुवाछुतको विषय गम्भीर आयो भने धनी मान्छे चाहिँ जेल नजाने, गरिब मान्छे जेल जाने हुनु हुँदैन, त्यो दुइटै हुनुपर्छ।
1: त्यो चाहिँ
7: उत्पीडित समुदायको निमित्त पनि लागू गर्नुपर्छ, भनेर हामीले भनेका छौँ। अपाङ्गता सम्बन्धी त्यस्तै गरेका छौँ, हामीले सरकारको नीति तथा कार्यक्रममा हामीले सुझावहरू दिइराखेका छौँ। भनेपछि हामीले बोल्नु पर्ने, हामीलाई त बोल्नु पर्ने ठाउँमै पठाएको हो, किनभने म सरकारमा गएर मन्त्री भएको होइन, म सांसद भएको हो, म सांसदको हैसियतले गरेका छु, मन्त्रीका हैसियतले मन्त्रीहरूले पनि गर्नुभएको छ, त्यसको फेरि त हामी बुझाउनेछौँ। तर के हो त भन्दा फेरि पनि तपाईँ हाम्रो कुरा के हो भने हामीले गर्न सकेका छैनौँ। जति गर्नुपर्ने हो, जिडिपी बढाउनु पर्ने हो, गरिबी हटाउनु पर्ने हो, रोजगार बढाउनु पर्ने होइन, उत्पादन क्षेत्र बढाउनु पर्ने हो, यस्तो बढाउनको निमित्त चाहिँ एकाध काम गरेर हुँदो रहेनछ। यो काम गर्नको निमित्त चाहिँ राजनीतिक पार्टीहरू विशेष त
1: बलियो हुनु पर्यो, त्यही अनुसारले चाहिँ त्यस्तै
7: हुनु पर्दो रहेछ, र एकल सरकार हुनु पर्दो रहेछ, एकल सरकारले मात्रै अगाडि बढाएर लिएर जानु पर्दो रहेछ भन्ने कुरा चाहिँ महसुस भएको छ।
1: यहाँलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य विचार र समयका लागि। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार निर्वाचनसँगै अर्को विषय लिएर फेरि हामी आउने नै छौँ। तबसम्मको लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे बिदा चाहन्छु। हवस् त नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुनाफल
1: अङ्क 34
2: ब्रह्माको करुणा सुनेर ऋषिले बिन्ती गर्यो यो तसैँ
3: नमस्कार है भाउजू
2: ए लालु बाबु ल आउनुहोस् न बसौँ
3: भइहाल्छ नि भाउजूलाई आराम त छ नि अनुहार पनि अलि धमिलो धमिलो पो देख्छु त
2: अन्त आरामै छ नि के भनेदेखि कहिले ठिकै कहिले हुँदैन सुन्तला खानुहोस् सुन्तला त खानुहुन्छ नि हाम्रा घर
3: सुत्केरो पर्यो

0: त्यही भएर अहिले चाहिँ यसो टिप्पणी लेखाइराखौँ भनेर बोलाउन पठाएको
1: पर्यो नि। भनेपछि त न्वारन पनि कहिले पो हुने हो, केही टुङ्गो भएन
0: खोइ। 18-20 दिन त पुग्ला झै मान्छु म पनि, लगन पछिको पोते के काम भने चाहिँ न्वारन पो गर्ने कि नगर्ने खोइ।
1: त्यस्तो भनेर कहाँ हुँदो हो र, न्वारन त गर्नुपर्छ नि बाबुजू, नामाकरण कर्म पो हो त। भन्नुहोस् त कति गते जन्मेको रे?
0: 30 गते शुक्रबार।
1: भनेपछि 2078 साल 30 गते शुक्रबार, बजे पनि थाहा छ कि?
0: बजे त 12:30 भन्थे क्या रे।
1: राति हो कि दिउँसो हो?
0: रातिको।
1: ए राति 12 बजे पछि केक लाग्यो नि।
0: त्यसो भए त शनिबार भयो, अनि शनिको दोख पर्छ कि बाबु?
1: केही फरक परेन शनिबारले, तिथि पनि पौष शुक्ल त्रयोदशी परेछ। शनिको पूजा गर्ने अनि बाबुआमाले यसो शनिबार पिपलको फेदा पानी हाले दोख काटिँदै गइहाल्छ नि।
0: त्यति गरे पुग्छ त फेरि?
1: नत्र त यो मेरो विद्या के कामको लागि त लिनुहोस्। खोइ दिनुहोस् त, एउटा छुटेछ।
0: के कुरा बाबु?
1: जन्मस्थानको नाम विलासनगर नै त भयो नि, त्यो पनि त चाहियो नि टिप्पणीको लागि।
0: अस्पतालको नाम त के हो मलाई थाहा छैन, त्यो पनि चाहिन्छ कि?
1: त्यति धेरै पनि चाहिन्न, यति भए पुग्यो अहिलेलाई। ल यो चाहिँ तपाईँ राख्नुहोस्, जे होस् लक्ष्मी नै भयो, राम्रो भयो।
0: खै के राम्रो भयो भन्नु के भन्नु, सुरुमै खर्च गरे, हेलिकप्टर हालेर यहाँदेखि उत्ना पर विलासनगर लैजाँदा भाडै 4-5 लाख लाग्छ अरे।
1: त्यत्रो लाग्दो रहेछ र? हाम्रा ठुला जेठानी कि माइली बुहारी सुत्किरहँदा पनि अप्ठ्यारै भएपछि हेलिकप्टरमा प्रदेश हस्पिटल लग्या थिए, त्यो बेला त पैसा लागेको थिएन, फ्रीमा भयो कि के भने जेल मान्थे है भाउजू। मैले त
0: होला नि त, ठुला बडा र ठाउँमा मान्छे भएकाहरूका त के भनेदेखि हामी गरिब गुरुबाको त को छ र फ्रीमा हुनु, खोलाको पानी र आकाशको वायु त बिक्ने जमाना आए।
1: त्यो त हो, जे होस् उत्सवले आँट चाहिँ गर्यो र श्रीमती र छोरी बाँची भन्नुहोस् न।
0: खै नलग्या भए बाँचिहाल्थ्यो होला नि, दिन न भए त त्यत्रो खर्च पो कसरी तिर्ने हो खै।
1: नआतिनुहोस् न, केटोले गर्छ, केही भएन भने यही घर राखेर भए पनि निकालिहाल्छ नि।
0: यो घर, यो घर त दिनु पर्यो नि मैले, के भनेदेखि नि आफैले लाएको ऋण हो क्यारे, आफै तिरोस्, जेसुकै गरोस्।
1: जेसुकै गरोस् भनेर हुन्छ त बाउजू? उत्सवले पनि आफ्नो आमाले जेसुकै गरून् भनेर छुट्टिन्छु, मलाई मेरो भएको अंश देऊ भन्यो भने चाहिँ के गर्नुहुन्छ?
2: के भयो कालु? के भयो मेरो कालुलाई? ल भयो भयो, जा बाहिर। ए सौगात तपाईँ पो? म त कालो कसलाई देखेर खुसी भयो भन्ने सोचिरा।
3: तिम्रो कालोले चिन्ने भइसक्यो मलाई, देखेकै लुटपिटिन आइहाल्छ। अप्सरा ठगुन्न त हुनुहुन्न?
2: बुवा त खेततिर जानु भएको छ, केही काम थियो र?
3: जस्तोमा ठोक्ने किला चाहिएको छ।
2: अस्ति लगेकाले पुगेन?
3: अस्ति कहिले लगेर?
2: तपाईँको बुवा आउनुभएको थियो त किला लिन भनेर।
3: ए खोइ मलाई त केही भन्नुभएको छैन।
2: ए
3: ठगुन्न बा कुन बेला आइपुग्नुहुन्छ?
2: जा अब एउटा किल्लाका लागि पनि बुवा चाहिन्छ र, त्यो त म पनि दिन सकिहाल्छु नि।
3: ठगुन्न बालाई भए कत्रो किल्ला चाहिन्छ कति चाहिन्छ ठ्याक्कै मेसो हुन्थ्यो कि भनेर।
2: बुवा आइपुग्ने बेला भयो, हतार छैन भने बस्नु नि त एकछिन।
3: त्यस्तो हतार पनि छैन, कुर्छु नि त।
2: खोल बनाउने काम अझै सकिया छैन?
3: छानो हाल्ने काम बाँकी छ अझै, 4-5 दिनमा सकेला। अनि तिमी चाहिँ सबै सामान भत्ताभुङ्ग पारेर के गर्न लाग्यो?
2: हा सामानहरू जहाँ पाए त्यही भएर खोज्ने बित्तिकै केही नपाउने भने, अस्ति नदेखि मिलाउँछु भने भ्याउँदै नभ्याएर।
3: अनि आज चाहिँ फुर्सद भयो?
2: बल्ल बल्ल निकाले नि, बुवा चाहिँ खेतमा काम छ भनेर हिँड्नुभयो, झन् सघाइदिनु होला भन्ने सोच्या त।
3: म सघाइदिउँला नि
2: हो, पर्दैन।

0: त्यत्तिकै बस्नुभन्दा तिमीलाई पनि सजिलो हुन्छ।
1: हेर्नु न, चनामा मास मिसिएछ, छानिदिनुहुन्छ त?
0: हुन्छ।
1: ऊ त्यो नाङ्लो थाप्ने त सौगात,
0: आज सिलाइको क्लास नगएको अप्सरा?
1: मिस छुट्टीमा हुनुहुन्छ, आफै आएर प्र्याक्टिस गर्नु भन्दै हुनुहुन्थ्यो, म गइनँ।
0: अनि क्लास कस्तो भइरहेछ?
1: एकदम राम्रो हुँदैछ, तपाईँलाई धन्यवाद है, मलाई सिलाइको कक्षामा नाम लेखाइदिनु भयो।
0: कति धन्यवाद भनेर, अस्ति पनि भने होइन?
1: तपाईँलाई त देख्यो कि धन्यवाद भन्न मन लाग्छ, तपाईँले नभनेको भए मलाई पालिकामा सिलाइको तालिम दिँदैछ भन्ने थाहा नै हुँदैन थियो।
0: तिमीलाई सिलाइ सिक्न मन लागेको छ भन्ने थाहा थियो नि त मलाई।
1: कसरी थाहा पाउनुभयो?
0: ठगुन नबाले कुरा गर्नुभएको थियो।
1: सत्तै घरमा के गरेर बस्नु जस्तो लाग्न थालेको थियो, आफैले केही गर्न पाए पनि हुने जस्तै लागिरहेको थियो।
0: आफ्नो लागि आफैले कमाउनु खोज्नु त एकदम राम्रो कुरा हो है।
1: त्यो त हो, यति भयो भने अरूको वचन त सुन्नु पर्दैन।
0: कसैले केही भनेर तिमीलाई?
1: मुखैमा नभने पनि पछाडि भनिहाल्लान् नि, उमेर पुगेकी छोरी बिहे नगरी माइत बस्दा त कुरा काट्छन्। म त झन्
0: भन्नेले त के भन्छन्, के अरूको कुरा सुनेर पनि साध्य लाग्छ?
1: यही समाजमा बस्नु छ, समाजको कुरा नसुनि साध्य लाग्ला त?
0: त्यसो भए के त अप्सरा, तिमीले आफ्नो भविष्यका बारेमा के सोचेका छौ, अनि त्यो सोचाइभित्र म अटाएको छु कि छैन?
2: डाक्टर साहब, हाम्रो डिस्चार्ज भएदेखि घर जान हुन्थ्यो।
3: कुरा त ठिक हो साहबजी, तर पछिल्लो रिपोर्टमा डब्लुबिसी अलि बढी देखिएकोले दुई चार दिन अझै राख्न पाए बेटर हुन्छ। पहिला बच्चालाई अलिक ठिक होस् न, त्यसपछि बाँकी कुराहरू गर्नुहोला नि। र म अहिले चाहिँ लाग्छु, म यतै भइराखेको हुन्छु, केही पऱ्यो भने मलाई खबर गर्नुहोला है त।
2: हुन्छ डाक्टर साहब। रमा, छोरी निदाएकी छ कि के हो? इत्रै छ, यसैलाई फेरि के भयो होला?
4: अब के गर्छौ त, यस्तै भयो, धन्न ज्यान जोग्यो। त्यो थर्मसमा तातो पानी छ कि देऊ न?
2: थोरै रहेछ, यी ल्याऊ। आज त मन्दाले खाना ल्याउन पनि निकै ढिला गर्नुभयो त।
4: ल्याउँदै हुनुहुन्छ होला नि उत्सव, हात पनि कति चिसो बनाएको, एउटा पन्जा किनेर लगाउनु नि।
2: तिम्रो हात पनि त चिसै छन् नि, मलाई मात्रै भन्छौ?
4: तिमीले त हिजो बेलुका पनि खाना खाएनौ, मेरो कारणले गर्दा धेरै दुःख पायो है तिमीले।
2: के कुरा गरेको रमा तिमीले?
4: एउटा कुरा भनौँ।
2: भन न, के कुरा हो?
4: अस्ति मलाई अस्पताल ल्याउँदा ल्याउँदै म मरेको भए के गर्थ्यौ?
2: के कुरा गरे यस्तो रमा तिमीले? अस्तिदेखि नै यस्तै यस्तै कुरा मात्रै गरिरहेछौ, के हो भन त?
4: भइहाल्यो,
2: हेर न फेरि केही भन्नुहुन्न, रिसाइहाल्नु पर्छ है तिमीलाई।
4: छैन रिसाएको, बरु तिमी रिसाएनौ त्यही भएर।
2: त्यस्तो नभन न रमा, त्यसै त म आफूले आफूलाई नै।
4: मैले त्यस्तो भनेको होइन कि, तिम्रो रिसमा पनि म माया पाउँछु त्यही भएर। ल, किन रोएको छ?
2: छैन
4: होला नि खुब, यता हेर त
2: रमा, तिमीले हाम्रो लागि त्यतिकै दुःख कष्ट सह्यो, तर कहिले केही भन्नु है, तर मैले कस्तो अपराध गरेछु जस्तो लाग्छ। सरी रमा, मलाई माफ गरिदिउ ल।
4: नरौ न, मैले म पनि रोइदिन्छु अनि
5: होइन। के को सल्फ चल्या छ, कस्तो छ अहिले सानो मान्छेलाई?
2: ठिकै छ दाइ, अहिले त सुतिरहेको छ।
4: अङ्कल यो
2: यता राखिदेऊ न, यही टेबलमाथि राखिदेऊ।
5: ज्वानोको झोल त तत्तातै खानदियो नि।
2: खुसबु, त्यो गिलासमा हालेर देऊ न त आन्टीलाई।
4: हस् हस्, थोरै है नानी। हस् आन्टी।
5: अनि के रोएर बसिरहेको छौ कि क्या दुवैजना?
2: होइन होइन छैन।
5: अनि के भनेको छ डक्टरले, कहिले हुन्छ अरे डिस्चार्ज?
2: खै, अझै केही दिन राखेर हेर्नुपर्छ भन्दैछन् नानीलाई।
5: ए, अनि रमा तिमीलाई ठिकै त छ नि?
4: हजुर ठिकै छ अहिले त।
5: राम्रो भयो, बेलैमा ल्याइ पुर्याउ र धन्न उपचार भयो, ज्यान जोगियो।
4: त्यही भने आन्टीलाई पहिलेदेखि नै गाह्रो भइरहेको रहेछ, अङ्कलले ल्याउनु पर्थ्यो नि।
2: यस्तो होला भन्ने लागेको थिएन, अलिअलि गाह्रो त भइहाल्छ भन्नुभएको थियो आमाले नि, होला त भन्ने भयो।
5: आमाको कुरा मात्रै सुनेर हुन्छ त? अब खर्च बर्च के कति बाँकी छ?
2: ल्याएको पैसा त यता भन्यो उता भन्यो सकिसक्यो, अझै चाहिन्छ होला त है पैसा त?
5: हुन्छ भन्न कति चाहिन्छ, भरे भोलि ल्याइदिउँला।
2: हुन्छ दाई, म भन्नुला नि दाईलाई।
6: धेरै चिन्ता नि नगर्नु न अङ्कल, पैसा भन्दा नि पहिला त ज्यान ठुलो हो नि।
1: कति सुतेको सानो मान्छे उठ्ने बेला भएन।
6: ल भाउजू, नानीको जिउ त कस्तो अरट्ट पो छ त।
2: हो र, के भयो नानी छोरी? हेलो नानु,
6: जानु न डाक्टरलाई बोलाउनु पर्यो।
2: नानु
7: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाई विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
8: गत हप्ता सोधिएको प्रश्न थियो, इन्दु भर्खरै सुत्केरी भएकी छिन्, उनले छोरा पाएकी छिन् कि छोरी? यसको सही उत्तर हो छोरी। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत दार्चुलाबाट दीपक सिंह धामी, कैलालीबाट सीता भट्ट, अछामबाट कर्ण बुढा छेत्री र बैतडीबाट पुष्पा बलामी विजेता बन्नु भएको छ। तपाईहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा हुर्काउने जिम्मेवारी कसको हो? आमाको, बुवाको कि दुवैको? प्रश्न फेरि एकपटक, बच्चा हुर्काउने जिम्मेवारी कसको हो? आमाको, बुवाको कि दुवैको?
9: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 20
2: आयुषले
1: ब्याटिङ गर्दा बललाई राम्रोसँग जज गर्नुपर्छ नि राम्रो छ है यिनीहरूको पनि हाम्रो कलेज जित्न मुस्किल छ
2: त्यही त डिफेन्सिभ ब्याटिङ मात्रै गरिरहेछ
1: डिफेन्सिभ पनि राम्रो है फेरि यो पनि चाहिन्छ
2: एक पटक सर्ट दिए त हुन्थ्यो नि पहिला मलाई पानी देऊ त घाँटी बचाउनु पर्यो नि होटिङ गर्नलाई पानी भने के यार पानी देऊ न
3: लैजाउ न यी ओइ खुसबु त पनि के खाने हो लगिहाले पछि मसँग नमाग्ने
1: खोइ मलाई तितौरा दे नि त
3: ऊ त प्लास्टिकमा छ झिकेर लैजा न
1: खोइ छैन यहाँ कि ल्याइनुहोस्
3: ल्याछ त त्यहाँ हेर्न राम्रोसँग
1: खै मैले त भेटेन त यता किन्न त किने हो नि तैँले
3: किने हो भने हातमै सम जस्तो पनि लाग्छ ऊ त्यहाँ झरेको हेर्छ
1: छैन यार हेर
3: ला मैले त त्यही पसलमा छोडेँ कि क्या हो मैले नजाऊँ त फेरि
1: एकछिन पक्नु
3: ल त ल पछि जाम्ला
2: ए तिमीहरू के खोजिरहेछौ यता गेम हेर न यसो होटिङ सुटिङ गर्नु छैन
1: के हो यो हुटिङ सुटिङ भने
3: हुटिङ त हामी गरौँला तर यो सुटिङ चाहिँ हामीबाट हुँदैन है सुटिङ गर्न त तिमीले विवेकलाई नै बोलाउनु पर्छ
2: के हो है फोन गरौँ त
3: गर गर फोन नलागे तिमी पनि उतै गए हुन्छ सुटिङ गर्नलाई
2: ए जान्छु यहाँ गेम छाडेर तितौरा खान्छौ
3: ए हेर्दो खुसबु तितौरा चाहिँ किसानले पो लगाएछ
1: कहाँबाट लग्यो तिमीले यसरी दिउँसो चोरी गर्नुहुन्छ खोज्दै त
2: मलाई रोजिनाले दिएको के
3: मैले
2: अघि दिएको के त पानी ल्याऊ भन्दा तितौरा दिने अनि
3: मैले त पानी नै दिएको होइन र
2: पहिला तितौरा दिऊ अनि बल्ल पानी दिएको आफ्नै होस् छैन अनि
3: म चाहिँ झन् उता पसलमै छुट्यो होला भनेर खैदेऊ यहाँ
2: इल्यौ यो पनि खाऊ तिमीहरू म नखाने पुग्यो मलाई
3: आमा हेर न कस्तो मात्तेको सबै हातमा राखेर प्लास्टिकको खोल मात्रै दिन्छ
1: वाउ दामी सर्टर आयुष अब लास्ट 8 रन भइ पुग्छ
2: दामी दामी छ आयुष दामी
1: बल हेरेर खेले आयुष ला ओइ खुसबु फेरि के भयो यसलाई के खोज तैँले ला मेरो मोबाइल उफ आज यसको होस् के भएको छ यार अघि बसे ठाउँमा हेर्दै
3: छैन यार किसानले त ल्याएन नि
2: छैन जे पनि मलाई पो दोष
1: ब्यागमा हेर त पहिला
3: थ्याङ्क गड
1: रहेछ
3: यहीँ गोजीमा रहेछ यार मेरो त सातो गएको थियो
2: ओए भेट्यो होइन ल ल अब यता ध्यान देऊ
1: ए के हालेको यो आयुषले यसरी त हारिहाल्छ नि अब दुई बलमा 7 रन
2: है यो पनि भएन यार अब त छक्का हान्नै पर्ने भयो त
1: डिस्टेन्स दिएकै छैन त्यहाँ भुइँमा छोएपछि क्याच भएको जस्तो छ कि
3: कस्तो नदेखेको यहाँ

0: रमा बहिनी, सफा गर्न लाग्नु भयो?
1: ए अँ दिदी,
0: भनेको भए हुन्थ्यो त, म नि घरमै थिएँ त।
1: होइन ठिकै छ दिदी।
0: खोइ यता हेर्नु त बहिनी।
1: हजुर।
0: होइन तपाईँलाई सन्चो छैन कि क्या हो?
1: ठिकै छु दिदी, किन र सन्चो नभएको जस्तो देखाएको छु?
0: अनुहार नै कस्तो सेतो फुस्रो देखाएको छ त।
1: हो र दिदी?
0: कति, चार महिना भयो होइन?
1: साढे चार महिना भइसक्यो नि दिदी।
0: ए समय नै कति चाँडै बिचाए। अनि ख्याल गर्नु है बहिनी आफ्नो।
1: खै के ख्याल गर्ने दिदी, जहिले कामकै चटारो मात्रै हुन्छ।
0: अनि चेकअप गर्न त गइराख्नु भएको होला नि?
1: जाने भनेको त हो दिदी, त्यत्तिकै भएको छ। अफिसमा बिदा लिन नै गाह्रो छ।
0: त्यही त हो, अब प्राइभेट अफिसमा जागिर खानै गाह्रो छ।
1: अँ हो भने दिदी, फेरि पैसा पनि खासै नदिने। बरु यसो बैङ्कतिर मिलाउन सकिन्न भने दिदी?
0: त्यसो भयो भने त भनौँला नि, तर अहिले चाहिँ काममा भन्दा नि आफ्नो ध्यान दिनु है। खै बाल्टी ल्याउनु त, म पानी ल्याइदिन्छु।
1: होइन पर्दैन दिदी, म गरिहाल्छु नि बिस्तारै।
0: के फरक पर्छ र जसले ल्याए पनि?
2: ए अहिलेसम्म यही भुइँ पुस्दै हो? म कहाँ पुगेर आइसके?
1: माथिदेखि तलसम्म भ्याउँदै आएकी हुने आमा, अब सकिने लाग्यो।
2: ल हेर, तुलसीमा पानी राख्न पनि त्यत्तिकै छ, सुकेरै जान थाल्यो। के भनेदेखिन्, यति पानी त जसले राखे पनि हुन्थ्यो नि, मैले मात्रै कहाँ कहाँ भ्याउनु?
1: भ्याएसम्म त मैले नि गरेकै छु नि आमा।
2: काम त गरे, यस्तो आलतालले कहिले भ्याउँछ? कपडा धुन पनि त्यतिकै होला।
1: भिजाएर राखेकी छु आमा, यति सकेपछि धोइहाल्छु।
2: मुख चलाए जसरी हात चलाए पो सकिन्छ, केही भने चित्त दुख्छ?
0: आन्टी टाढै पुगेर आउनुभयो?
2: ए हिमा अलि बिरामी रहेछन् भेटेर आएको। ल ल रमा, अलि जागर लाएर पुछ, ऊ त्यहाँ हेर त दागै गएको छैन।
1: जति पुछे नि नगएर हो कि आमा?
2: अलि जागर लाएर हात चलाए पो जान्छ, झारो टार्ने गरेर गरे होला।
0: त्यस्तो भन्न त मिल्दैन है आन्टी, बिचरीले यस्तो बेलामा पनि सकि नसकि गरिरहेको छिन्।
2: होइन के भएको छ र त्यस्तो यसलाई?
0: अनुहार हेर्नु न, दुई जिउ भएको मान्छे रसिलो पसिलो हुनुपर्ने बेलामा फुस्रो भएको छ।
2: हाड मासुको सरी कहिले काहीँ त तल माथि भइहाल्छ नि, फेरि कसरी नपाएको बच्चा पाउन लाग्यो? होइन हाम्रा पाला त काम गर्दा गर्दै पाउँथ्यौँ।
0: तपाईँहरूको पालामा दुःख थियो भन्दैमा अहिलेको बुहारीहरूले दुःखै गर्नुपर्छ भनेर सोच्नु चाहिँ ठिक होइन है आन्टी।
2: के ठिक के बेठिक, तिमीले सिकाउनु पर्दैन ललिता, दुई चारवटा चोलो तिमीले भन्दा मैले बढी फटाएको छु।
3: ए ललिता भाउजू पनि पो यतै हुनुहुँदो रहेछ, होइन केही विशेष छलफल भइरहेको थियो कि भाउजू?
0: त्यस्तो केही होइन, त्यही रमा बहिनीले अलिक सन्चो नभएको हो कि भनेर कुरा गरिरहेको।
3: के सन्चो भएन र रमा? तिमीलाई के सन्चो भएन र?
1: ठिकै छु,
2: म नि त्यही भन्दैछु। के भनेदेखि, हुनेलाई केही भएको छैन, देख्नेलाई गाह्रो।
3: के भन्नुभयो आमा?
2: के भन्नु, अब ललितालाई रमाको चिन्ता भयो अरे, हामीले राम्रो हेरचाह गरिनौ भन्छन् नि।
0: मैले त्यस्तो चाहिँ भनेको छैन है आन्टी, अब देखेको कुरा, रमालाई अलिक सन्चो छैन जस्तो छ, अलिक केयर गर्नु है मात्र भनेको।
3: तपाईँले ठिकै सोचेर भन्नुभयो होला कि, तर रमालाई गाह्रो साह्रो भयो त उसैले भनिहाल्छन् नि, तपाईँले भन्नु पर्दैन नि भाउजू।

0: कति बाँबर गरे होला, हाल्दै त छु नि घाँस, एकछिन बसेको त देख्नै नहुने।
1: गाईसँग के कन्सर्न गरेर बस्नुभएको भाउजू?
0: दुःख नदे भने नि, त्यति एउटा स्वेटर बुनेर सकौँ भने घर मान्छे हुन्जेल मान्छेले अल्झाए, अहिले गाईले बाँ बाँ गरेर बसी टिक्न दिएको होइन।
1: झट्टै बस्न सकिँदैन हो भाउजू?
0: पेट जति ठुलो भयो उति अप्ठ्यारो हुँदै जाने रहेछ।
1: तपाईँ त उभिँदा नि खुट्टा फट्टाएर उभिनुहुन्छ हजुर।
0: सिधा उभिनै मिल्दैन अनि के गर्नु, बस्नु सुकुलमा। के ल्याएको अनि?
1: यो बिहान आमाले आलुको अचार बनाउनु भएको थियो, तपाईँलाई पनि छुट्याइदिनु भएको रहेछ, मैले ल्याइदिएको
0: हो र। कस्तो हेर्दै खाउँ खाउँ जस्तो रहेछ,
1: खानु, कस्तो मिठो छ।
0: काकीले बनाएको अचार त उत्पातै मिठो हुन्छ, पिरो रमिलो पनि ट्वाक्कै मिलेको। तपाईँ पनि खानु।
1: भो खानु बोजू, बिहानै खाएको मैले।
0: लौ, पिरो रमिलो भन्सी मरिजाने मान्छेलाई के भयो आज?
1: मलाई खानु मन लागेको छैन, तपाईँ खानु।
0: लौ लौ, जाडो कस्तो बढेको है, बिहान नुहाएको कपाल पनि अहिलेसम्म सुकेको छैन।
1: भाउजूको कपाल कस्तो राम्रो के, हेर्न न मेरो त जक्रक्क परेको छ।
0: कोरे त त्यही कपाल पनि राम्रै देखिन्थ्यो होला नि, कपाल गोड्नु, यसो मेकअप सेकअप गरेर चट्ट परेर बस्नु, त्यति कुरा पनि सिकाउनु पर्छ।
1: कसले जाकत चलाइरहोस्?
0: धन्न लाग्दो रहेछ अल्छी पनि, यो उमेरको मान्छे खालि नुन खाएको कुखुरा जस्तो झोक्राएर बसेर हुन्छ।
1: ए बोजू, नकराउनु न, भर्खर आमाको कुरा सुनेर आइरहेछ, अब तपाईँ पनि सुरु हुनुभयो।
0: के भन्नुभयो र काकीले?
1: त्यही त हो नि आमाको गनगन, छोरी मान्छे भएपछि घोप्टे अनुहार लिएर बस्नुहुन्न, चट्ट पर्नु पर्छ।
0: ठिक त भन्नुभयो नि काकीले, चढ्दो उमेरको मान्छेको ताल यस्तो छ।
1: ए नकराउनु न भने, आफूलाई कस्तो तनाव भइरहेछ।
0: के तनाव हुन्छ हौ यो उमेरमा, बरु लाउनु यो स्वेटर बुन्न सिक्नु, चाहिने नचाहिने कुरामा तनाव ल्याएछ बस्याछ।
1: मलाई आउँदैन के बोजू, अस्ति पनि हेरेको होइन मैले,
0: मन लगाएर सिके पो आउँछ भने ध्यान जति अन्त छ। छोरी मान्छेले यस्तो कुरा जानिराख्नुपर्छ कुसुम, पछिलाई सजिलो हुन्छ।
1: अहिले मलाई छैन बाउजू, पछि सिकौँला।
0: के भयो कुसुम, यो पनि मन छैन त्यो पनि मन छैन, सन्चो छैन के हो?
1: जिउ कस्तो आलस्य भएको छ, झुम्म परिरहेको जस्तो।
0: राति सुते होइन?
1: निन्दै लागेन बाउजू।
0: किन हो र, मान्छे मायामा परेपछि सुत्न सक्दैन भन्छन्, त्यस्तै त होइन
1: हिन्दु भाउजू? पनि थाहा छ त तपाईँलाई मलाई पढाइको बारेमा तनाव भएको हो भन्ने।
0: अरे एउटै कुरा कति लिएर बसिरह भने
1: भाउजू, अनि तनाव हुँदैन त, आफूलाई पढौँ कि नपढौँ भन्ने कुरा मात्रै आइरहन्छ दिमागमा।
0: बिरामी नै हुने गरी पनि कसैले तनाव दिन्छ त, पढेकाहरूले चाहिँ के नापेका छन् र? त्यो ठुली कान्छीले पनि क्याम्पस पढेकी छे, त्यसले गर्ने काम र मैले गर्ने काम एउटै होइन।
1: आठ कक्षा नै पास नगरी बसेर के गर्नु, फेरि भोलि पर्सि पछुतो हुने हो कि भन्ने पनि लाग्छ फेरि।
0: खोइ, हामीले नपढे पनि पछुतो भएको छैन क्यारे, पैका घर गएपछि हाकिमले नै भए पनि गर्ने भनेको त्यही घरधन्दा नै हो। पैका घर सम्हाल्यो, तिनका छोरछोरी स्याहारो, त्यत्तिकै जीवन जान्छ। जति पढ्नेले नि यो काम नगरी सुख पाउन क्यारे।
1: तपाईँको कुरा पनि ठिकै हो बाउजू, तर
0: के तर न सर, धेरै दोमन गर्नुहुन्न है कुसुम, मन नभई नभई पढ्नै पर्छ जस्तो चाहिँ लाग्दैन है मलाई त।
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, उत्सवले शुरू गरेको व्यापार के हो? यसको सही उत्तर हो ढावा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा, दार्चुलाबाट तारा सिंह महर, झापाबाट विवेक खत्री र कञ्चनपुरबाट फुलमाया बोहरा विजेता बन्नु भएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ। प्रश्न फेरि एकपटक, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ।
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुनाफल
1: अङ्क 29।
2: सरहरूको मिटिङ अझै सकेको छैन है खुसबु?
3: आज मिटिङ लामै भइरहेछ। एक्जामको नोटिस आउँछ क्या?
2: आए नै हुन्थ्यो, हाम्रो साथीहरू पिकनिक जाने भन्दै थिए, एक्जाम भएपछि त ठिकै हुन्थ्यो।
3: किन?
2: मलाई पिकनिक सिक्निकमा खासै जान मन लाग्दैन।
3: ओहो, म हिसाबलाई कहिलेबाट यस्तो अचम्म लाग्यो त।
2: केही अचम्म मान्नु पर्दैन, मलाई अचेल यस्तो कुरामा केही इन्ट्रेस्टै लाग्दैन भने।
3: आज पानी पर्छ क्या है?
2: किन, चिसो बढाएछ भनेर?
3: होइन, तैँले यस्तो अचम्म कुरा गरेपछि पानी पर्दैन त।
2: त्यो कुरा छोडिदिएको बरु, तैँले मलाई एउटा हेल्प चाहिँ गर्नुपर्छ है खुसबु।
3: के हेल्प गर्नु पर्यो भन्न, मैले सक्ने गरिहाल्छु त।
2: तेरो फ्री टाइममा मलाई साइन्सको नोट बनाउनमा हेल्प गर्दैन यार, साइन्स सरले लास्टै गिरी गर्नुभएको छ भने।
3: अनि पढ्ने लेख्ने नगरेपछि त सरहरूले भनिहाल्छ नि, नोट बनाउने बेला मोबाइल खेलाउन ठिक्क भयो होला। अनि
2: त्यस्तो होइन के, नरिसान।
3: अनि किन नगरे त अहिलेसम्म भन्दा?
2: त्यो आयुषले म बनाउँछु अनि तिमीले त्यही लेख्नु भनेको थियो, त्यसकै भर परेर बसेको त। त्यो त अब कलेजै आउन छोड्यो।
3: साँच्चै त्यो अहिलेसम्म कलेज आएको छैन है?
2: कहाँ आउनु, त्यसलाई झन् क्लबबाट पनि निकालेपछि त लास्टै भएको छ अरे त्यो त।
3: कस्तो लास्टै?
2: त्यही खाजा पनि नखाने, बाहिर बाहिर बस्ने रे, रुममा पनि आउँदैन अरे अहिले त।
3: कसले भने तँलाई चाहिँ फेरि?
2: त्यो किसानले कुरा गर्दै थियो।
3: के भयो होला त्यो आयुषलाई, अस्ति नि मसँग त्यत्तिकै झगडा गर्न आयो मैले फोटो भाइरल गरेँ भनेर।
2: त्यही त खै, पहिला त त्यो त्यस्तो थिएन।
3: रुजिना एकचोटि फोन गर्न त्यसलाई बरु।
2: फोन पनि लाग्दैन क्या त्यसको, अस्ति नै एक दुई दिन त लागेको थियो, अहिले फेरि बन्द भन्छ।
3: अब भइसकेको कुरालाई सम्झेर के गरे होला यस्तो?
2: खै, मैले पनि त्यही भने हो,
3: त्यस बेला कति सम्झाए मानेन, भने कि नमानेपछि यस्तै हुन्छ।
2: त्यो त जहिले पनि लजाउँथ्यो त, केटीसँग त झन् बोल्न पनि डराउँथ्यो। कसरी यस्तो गर्यो होला है त्यसले?
3: अब के गरेपछि के हुन्छ भन्ने थाहा नपाएपछि यस्तै हुन्छ।
2: म त हिजै तँलाई भनौँला भनेर बसेको थिएँ, हिजो फेरि तँ पनि कलेज आइनस्।
3: हिजो घरमै थिएँ क्या, इमर्जेन्सी काम परेको थियो, फोन गरे भए भइहाल्थ्यो त तैँले।
2: अब यस्तो कुरा पनि के फोन नगर्नु भनेर नि, अब के गर्ने होला खुसबु?
3: पहिला त हामीले आइसा सम्झाउनु पर्छ हेर, त्यस्तै गरिराख्न थाल्यो भने त ज्यानकै खतरा भइहाल्यो नि।
2: ठिक भनिस् तैँले।
3: अनि यस्तो कसले गर्यो त्यो नि पत्ता लगाउनुपर्छ नि।
2: त्यही मुनु शर्मा भन्ने हो रे त, त्यसलाई भेट्न पायो भने त्यसको कपाल सपाल भुत्लाएर म
3: पहिले चिन्छु त त्यसलाई।
2: चिना भए म आजसम्म चुप लागेर बस्थेँ, उसले ठिक पार्थे त्यसलाई म।
3: त्यो मुनु शर्माले नहुन पनि त सक्छ नि।
2: अब त्यसैलाई त पठाएको रे त्यो महाराजले फोटो, अनि अर्को फोटो पाएको तैँले, तैँले होइन भनेपछि अरू कसले गर्छ भन् त?
3: तँसँग भएको त्यो आइडी रियल मुनु शर्माकै हो भन्ने केही प्रमाण छ?
2: अहिले किन चाहियो प्रमाण? त्यसैलाई फोटो पठाएपछि अरू कसले गर्छ भन् त?
3: सुन रोजिना, कुरा जहिले पनि बुझेर गर्नुपर्छ हेर, त्यस्तै हावातालमा गरेर हुँदैन।
2: अब आयुषले मुनुलाई पठाएको अनि मुनुले अरूलाई पठाएको, अब यसमा के बुझ्नु छ र?
3: मेरो कुरा सुन्न पहिला।
2: भन।
3: आयुषको फोटो भाइरल भयो होइन, अनि फोटो भाइरल हुन साथ आइडी ब्लक भयो, हो कि होइन भन् त?
2: त्यही भएको हो।
3: अनि मुनु शर्माले गरेका पोस्ट सबै रिमुभ भएको छन् होइन? अब यो सबै कुराले मुनु शर्मा भन्ने कसैले आयुषलाई फसाउन बनाएको फेक आइडी पनि त हुन सक्छ नि, तँलाई त्यस्तो लागेको छैन?
4: भुङ्रे खोला बग्यो ओरिल्यो सलाला क्या गीत, भुङ्रे खोला बग्यो उर्ल्यो सलाला, त्यसले गीत त ठाउँका ठाउँ फुराउँछ यार। जमानाको त गायकै हो नि, अहिले पो बानी छोड्दै गयो त। साउ, ओ साउजी।
5: हजुर।
4: कहाँ, किचनबाट हजुर भने यता आउनुहोस् त।
5: भाइ,
4: तपाईँको होटलमा आउन ढावा नै बन्द गरेर आएको छु, के कसो एकमत हो नि, यसरी नहेप्नु न यार।
5: भन के ल्याम?
4: एक गिलास थप्नु पर्यो क्या टक्क ल्याएर, अनि यसको लागि पनि एक प्लेट सितन पनि ल्याउनु पर्यो क्या साउजी।
5: ए ल ल, ल्याइदिन्छु।
4: भाइ भन। ए सामान, हुन्छ, भोलि आउँदाखेरि लिएर आए हुन्छ। ओके ओके भाइ, ल।
6: कसको हो र?
4: टङ्कको टङ्के कि? ए भोलि आउँदा पसलबाट सामान पनि लिएर आउँ कि दाई भन्छ। मलाई भन्दा पनि बढी उसलाई ढाबाको चिन्ता छ कि?
6: जोस, काम गर्ने मान्छे चाहिँ तैँले गतिलै पाओ।
4: टक्क लाएर उसले पनि म जस्तो साहु पाएछ, मैले पनि ऊ जस्तो स्टाफ पाएछ।
6: अब दुईजनाले गर्ने काम चाहिँ एक्लै भ्याउने खाले रहेछ हौ केटो।
4: सबै भ्याउँछ नि काम त। अब उसलाई मात्रै अलिक गाह्रो हुन थाले जस्तो छ। बरु हिक्मत, ऊ जस्तै अर्को काम गर्ने केटा कोही थपौँ कि भनेर सोचिरहेको छु। त्यस्तो नजरमा कोही पनि भनौँ त।
6: को पाइन्छ र खै, तै पनि बुझौँला
5: भाइ। ल
4: आयो, लु राखौँ राखौँ। एकदम मिठो छ है साहुजी, एकदम मिठो छ। बरु अझै एक गिलास थपिदिनु पऱ्यो टक्क लाएर।
5: भयो भयो, धेरै भयो, अब घर जाऊ।
4: होइन कसले डिस्टर्ब गर्छ फेरि फोन गरेर? यो मोबाइल पनि
6: उठ्छ भयो, नखाउ। यति भएपछि पुग्छ क्या
4: ट्रेट?
6: अबेला पनि भइसक्यो, फेरि मेरो घरमा पनि गाली गर्छ।
4: त पनि आज मरे भोलि दुई दिन, किन हतार? के को डर?
6: उस फोन उठान, भाउजूको होला।
4: ए हो रहेछ यार, के उठाउनु यस्तो बेलामा?
6: अब आउनलाई भन्न, किन काटेको?
4: भन त। ए फोन उठाउँदा आफै काटेको हो क्या? अन्त छैन, ढाबामै हो।
6: ए ए भाइ, त्यहाँ लगिदेऊ एक प्लेट तरकारी र रोटी लगिदेऊ त।
4: बिजी छु बिजी छु भने त ल राख्देऊ। ल ल
6: ल ल, छिटो खाए, त्यस सकेर लाग्नुपर्छ यार। कस्तो हैरान बनाउँछ नि यार, इन्जोय लिन पनि ठिक छिटो पाइँदैन।
4: एकछिन है। पदम, दर्शन दर्शन ठिकै छ, म अहिले मिटिङमा छु। के गरे? माझकोटमै आछु रे। ल
6: के भयो उत्सव, आज फोन आएको त?
4: झिल्टिङबाट सालो केटो बोल्या भनेको त घरमै आएको रहेछ नि।
6: भाउजूलाई गराएको टन्नै छन् भनिस्, सालोलाई मिटिङमा छु भनिस्, पुरा बिग्रियो नि त।
4: केही फरक पर्दैन।
6: सालो चाहिँ किन आएछ त?
4: खै उसकै दिदी भेट्न आएको होला नि।
6: अलि छिटो खाउन जाउँ।
4: ए कहिले नगएको घर हो र, जाउँला नि। ल अझै एक थप्ने हो, पुगेको छैन मगाउ त।
6: अझै थप्ने? मलाई त पुग्यो, त खाने भयो, खा।
4: खाने हो खाने हो।
6: साहुजी अर्को एक गिलास ल्याइदिनु, अनि हिसाब पनि गरिदिनु। एउटा कुरा नि हुन्छ।
4: के कुरा?
6: रिसम चाहिँ नरिसा है।
4: ओके,
6: त आजकल त खासै घर जान मन गर्दैन, किन? तिमीहरू बिच केही नराम्रो भएर हो?

0: ओहो कुसुम, पैसा हराए कि के हो?
1: होइन।
0: अनि के खोज्या त?
1: ए देखेनौ, चप्पल छुट्याएको छ मेरो, बाँध्ने कुरा खोजिरहेको छु।
0: हरिस उताउँदै तिमीले के को फेर यसले गरिदिइहाल्छ नि, होइन त हरिस?
2: नकरा, बढी बोल्छ त जाँदै गर्छ।
0: के हो मलाई भगाइदिने?
2: ए जान, म एकैछिनमा आउँछु।
0: ल ल छिटो आइज नि त्यहाँ, फेरि यता अलमारी बसिराख्ला।
2: आइहाल्छु भने त खुरुक्क जान।
0: ल ल बेस्ट अफ लक, बाई बाई कुसुम।
2: वर्ता न हो, खुरुक्क जान।
1: किन बेस्ट अफ लक भनेको त्यो अझैले?
2: खै मलाई के था,
1: आफ्नै साथीको कुरा नि थाहा हुँदैन तिमीलाई?
2: थाहा कुरा नगर न यार, थाहा छैन भने त। के भयो कुसुम?
1: काडा हो कि क्या?
2: खै हेरौँ,
1: बो पर्दैन,
2: देखाउन भने।
1: के भएको छैन,
2: जिद्दी नगर न यार, यता आऊ, यो ढुङ्गामा बस आऊ भने। खै मलाई खुट्टा देखाउ त।
1: म पर्दैन, तिम्रो तर्नुले थाहा पायो भने रिसाउली नि फेरि।
2: सबैजना तिमी जस्तो घमण्डी हुँदैनन् बुझ्यौ?
1: घमण्डी मान्छेसित त किन बोल्न आएको त, जाऊ न आफ्नै तर्नुसँग।
2: नचाहिने कुरा नगर न, खुट्टा देखाउ त, म काँडा झिकिदिन्छु।
1: पर्दैन, म आफै झिक्न सक्छु।
2: यस्तै जिद्दी गर्छौ र त, खै खुट्टा देऊ। निस्किनै लागिसक्यो। ल ल हेर त, कत्रो ठुलो काँडा रहेछ।
1: कस्तो दुखेको,
2: किन उठ्या फेरि? खुट्टाबाट रगत आइरहेछ, एकछिन अम्लाले थिचेर बस त।
1: चप्पल बाँध्ने कुरा खोज्नु परेन, मलाई घर जान ढिलो भइसक्यो क्या।
2: म खोजिदिन्छु नि, तिमी बस।
1: पो पर्दैन, म आफ्नो काम आफै गर्न सक्छु।
2: अर्को खुट्टामा पनि काँडा बिजाउनु मन छ, खुरुक्क बस, म खोजिदिन्छु। प्लास्टिकले पनि हुन्छ होला है?
1: हुन्छ होला, यो घरसम्म धाने मात्र पनि पुग्छ मलाई।
2: खै त तिम्रो चुडिएको चप्पल?
1: तिम्रै पछाडि छ।
2: मैले त देख्दै नदेखे। ल भयो,
1: थ्याङ्क यू हरिस।
2: हस्, अनि किताब कापी बोकेर तिमी कता जान लाग्या?
1: नोट लिन गौरीका गएको थिएँ, अब घर फर्किन लागेको।
2: के को नोट?
1: साइन्सको, इङ्ग्लिसको पनि छ।
2: हिजो मलाई गौरीले कुसुमलाई म्याथ प्र्याक्टिस गराइदिन्छौ भनेर सोध्दै थिए।
1: ए हो र, अनि के भन्यौ त्यो तिमीले?
2: कुसुमले मसँग पढ्न खोजे कि तिमीले मात्र पढाइदियो भने भनेर सोधे।
1: मैले भने
2: के?
1: मैले नै तिमीलाई म्याथ पढाउन हेल्प गर भन्यो भने तिमीले मलाई म्याथ पढाइदिन सक्छौ त हरिस?
2: पढाउन त पढाउला, तर तिमीले मैले भनेको कुरा मान्नुपर्छ, हुन्छ?
3: नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू भन्नुहोला। नाटकमा सोधिने प्रश्नको उत्तर दिएर तपाईँ विजेता नै बन्न सक्नुहुन्छ। रोपिगुण फलको अन्त्यमा सोधिने प्रश्नको जसले सबभन्दा छिटो सही उत्तर दिन्छ त्यसमध्येबाट दुईजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुन्छ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा हामी एकजना सुपर विजेता घोषणा गर्छौं। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुन्छ। त्यति मात्र होइन, हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर उपहार दिइनेछ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, तपाईँले भर्खरै सुन्नु भएको नाटकको नाम के हो? यसको सही उत्तर हो रोपेगुना फल। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाँकेबाट आशाराम थारू, सोलुखुम्बुबाट फिन्जा शेर्पा, डोटीबाट जुनकिरी थापा र डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन्? प्रश्न फेरि एकपटक, कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन्?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा चार त्यसपछि दुई थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 15।
2: कुसुम,
3: हजुर, किन
2: तल आइज भने छिटो।
3: एकछिन के बुवा टिभी हेर्दैछु।
2: त्यत्रो बोलाएको सुनिनस् तैँले?
3: एकछिन आउँछु भनेकै थिएँ नि बुवा, किन यसरी दौडिनु भएको?
2: बोलाउने बित्तिकै आउन नआउने के काम हुँदै थियो तेरो?
3: टिभी हेर्दैछु के बुवा।
2: त्यो टिभी खुरुक्क बन्द गर त।
3: बुवा पनि त्यत्तिकै रिसाउनुहुन्छ कि, अचम्म छ।
2: म त रिसाएको मात्र छु, तेरो ताल हेर्दा त दुई तिन थप्पड लाउन पर्ने छ।
3: के गरेर मैले?
2: जहाँ जहाँ गुल्टिएर घर पास भए भन्न लाज लाग्दैन तँलाई?
3: कसले भने तपाईँलाई?
2: ए, हामीलाई थाहा हुन्न भनेर दङ्ग पर्या थिस होला होइन?
3: ए बुवा, जे पाए चाहिँ कसले भन्यो नभएको नभएको कुरा?
2: ए, अझ बढी कुरा गर्छस्? दागी सरले नभएको कुरा भन्छन्?
3: दागी सर भन्नुभएको तपाईँलाई?
2: अनि गाउँलेका अघि कम्त लाज भयो मलाई, त्यत्र मान्छेका अघि तपाईँकी छोरी त कक्षामै लास्ट बगियो, के पास हुन्थ्यो र भने। खाइरहेको गुलियो चिया पनि तितो हुने गरी भने।
3: बुवा, खासमा त्यही डाङ्गी सरले जानी जानी नम्बर नदिएर त हो नि।
2: अझ अझ हेर न, जो छोर त्यही ठुलो छोर।
3: बुवा नकराउनु न, भइ त गयो नि।
2: के भइ त गयो नि? हुँदा हुँदै त अब हामीसँग झुट बोल्ने भइ छैन। किन चुप? त्यो टिभी बन्द गर त।
3: किन? एकछिन हेर्छु कि कस्तो राम्रो गीत आइरहेछ बुवा।
2: त्यो रिमोट दे त मलाई, खुर्को दे भनेको।
3: ए बुवा नगर्नु न भने।
2: खाली खालि रेडियो, टिभी, मोबाइल भने झुन्डिएर बस्यो। पढ्नु छन् छैन, नपढ्ने भए किन स्कुल जानु?
3: सकेको जति त पढेकै छु नि।
2: हजुर हुन्छ, आफै गल्ती गर्ने अनि आफै बिचारा बन्ने। कान्छी किन रोकी? महारानीको कर्तुत त थाहा पाइस् नि तैँले, जाँचमा फेल भएर यत्रो दिनसम्म पास भए भनेर ढाँटिरहे रहेथे।
4: आमाले मलाई भन्नुभएको थियो, अब भयो त कान्छी नरो न।
2: रोएर जित्न खोजी कि नि, रोइदे पुगिहाल्ने। अझ खुसी हुँदै यसपालि त हाम्री कान्छीले पनि जाँचमा राम्रो गरिछ भनेर भन्यो त।
4: बुवा पनि कति गाली गर्नुभएको क्या? भयो त, छोडिदिनुहोस्।
2: तैँले नै फुलफुलाएर हो यस्तै भयो कि, यस्तै ताल हो भने के गर्नुपर्छ मैले पनि जानेको छु।
4: किन झुट बोले कि कुसुम तैँले? अब नरो, पुग्यो नरो नरो कान्छी, ला यो पानी खा त।
3: खान्न
4: खान खुरुक,
3: खान्न।
4: किन झुट बोले कि त तैँले? जे हो त्यो भने भए भइहाल्थ्यो त।
3: लास्ट नै हुन्छु भन्ने लागेको थिएन, फेरि तपाईँलाई पनि पास हुन्छु भनेको थिएँ नि त, रिजल्ट चाहिँ नआउने आँटै आएन।
4: हेर कान्छी, पैसाको समस्याले गर्दा मैले पढ्न पाइनँ, मलाई पढेर कलेजको प्रोफेसर भन्ने ठुलो रहर थियो, त्यो पनि पाइनँ। तैँले राम्रोसँग पढेर रा, मेरो सपना पुरा गर्छस् भन्ने सोचेको छु मैले।
3: दाई खै किन किन मलाई पढ्नै मन लागेको छैन, तपाईँको सपना मैले पनि पुरा गर्न सक्दिनँ दाई। मैले निर्णय गरेँ, अब म पढ्दै पढ्दिनँ।

0: खुशबु आए आइपुग
1: किन गेट खोल्दिन भने त कानमा इयरफोन कोचा रहेछ र पो रहेछ
2: सरी आई नसुनिरहे हो कि
1: लामो मि ओइ त छिक्नु ओइ
2: केही गर्दैन कि नहुँदैन
1: निकी निकी चुप चुप राम्रोसँग छिक्नु भने
2: रोजिना त पहिला रुममा गइहाल्छ अनि यो भुक्नु बन्द गर्छु
1: ल ल माई गड यो निकी त कस्तो कडा रहेछ यार खोइ पानी छैन
2: यहीँ छ त बोतलमा हौ ल के हो त लास्टै डर रहेछ क्या हो
1: मलाई त कुकुरदेखि लास्टै डर लाग्छ यार
2: ओ थाहा पाएँ लास्टै होइन सुपर लास्टै डराउँदो रहेछस्
1: सानोमा मेरो यो खुट्टाको पछाडिको भाग पुरै निकाल्दा थियो क्या यहाँ हेर न यी अझै डान छ यी लायो राख त
2: के हो यो फेरि
1: ओखर हो मम्मीले पठाइदिनु भा यो खुसबुको हातैमा दिनु भन्दै हुनुहुन्थ्यो
2: कति धेरै छ त यार
1: अझ अलिअलि त घोटाला भइसक्यो यहाँ
2: हेर्न छुच्ची एनिवे मम्मीलाई थ्याङ्क यू सुनाइदिएछ है
1: भइहाल्छ नि अब कलेज आउँदा ल्याइदियो भने सबैले खाइदिएलान् भन्ने पिर त्यही भएर आज त मैले घरमै ल्याइदिएको
2: राम्रो त भयो नि कति नै मेरो घर त आउने नहुने जस्तो
1: अब त्यस्तो त फेरि कसले भनेछ
2: अहिले
1: के भयो
2: कस्तो ओखर रहेछ दाँतै झनम नगर्यो
1: दाँतै ओखर नै हो अलिक कडा परेछ कि क्या हो यो चाहिँ
2: यो ओखर चाहिँ आयुषले फुटाउँछ गजबले
1: है त्यसले त मेसिन जस्तो प्याट प्याट गरेर फोर्ने है त्यसको दाँतै बलिदियो कि
2: साँच्चै कता छ हिजो आज भेट पनि भएको छैन मेरो त
1: खै मेरो त झन् फोन पनि उठाउँदैन त्यो त आजकल टोटल्ली चेन्ज भएको छ यार
2: कति व्यस्त भएर होला नि
1: के काम छ र त्यसको व्यस्त हुनलाई त्यही विवेकसँग यताउता गर्ने त हो नि
2: विवेकसँग त हिँड्नै छोडे भन्दै थियो त
1: छोड्ला अब त्यसले उसकै सङ्गतले गर्दा कम्तीको फटा हुन थालेछ त्यो
2: त्यस्तो चाहिँ छैन है त्यो फेरि त्यस्तो सोझो छ अरू अगाडि बोल्न समेत सोझाउँछ
1: अँ त त्यही भनेर बस कम्ता घुसखुसी छ त्यो अस्ति मलाई के भने थाहा छ तँलाई
2: तिमीहरूले भनेको भए पो थाहा पाउनु
1: भइगयो होस् अब कुरा नगरौँ
2: भन्न भन् के भनेको थियो र
1: भइगयो तैँले फेरि अरूसँग भनिदिनुहोस् भने
2: हे भन्दिनँ हौ कस्तो
1: ल त्यसो भए प्रमिस गरे त पहिला आयुषलाई पनि भन्दिनँ भनेर प्रमिस गर त
2: ल ल ल ल प्रमिस
1: अस्ति के त्यसले एकदम कुरा घुमाएँ चिया पसलमा बसालेर प्रपोज गरेको भने
2: ए कुरा यहाँसम्म पुग्यो है मलाई त थाहा नै थिएन अनि तैँले के भनिस् त अनि
1: म त केही पनि नबोले त्यहाँबाट निस्केँ सायद त्यही भएर हो कि उसले फोन नउठाएको
2: अनि के सोचेछ तैँले
1: खै के सोच्नु सोच्नु अब मन त मलाई पनि परेको हो नि त्यही पनि उसले प्रपोज गर्ने बित्तिकै एक्सेप्ट गर्ने कुरा पनि त भएन नि पहिला त उसलाई राम्ररी बुझ्नु पर्यो
2: हेर केटी मैले भनेको मान्छेस् भने यस्तो यो लभ सबतिर अहिले ध्यान नदे केटाहरू यस्तै हुन् मौका पायो कि चान्स मार्न खोजिहाल्छन्
1: सबैलाई त्यस्तो भन्न चाहिँ मिल्दैन है साँच्ची माया गर्नेहरू पनि त हुन्छन् नि
2: हुँदैन नि त मैले पनि भन्न खोजे होइन नि तर त आफै भन् त अहिले हामीले यस्तो कुरामा फोकस हुने बेला हो कि क्यारियरमा
3: यो चित्र एकचोटि फेरि हेर्नुहोस् त उत्सवजी यो चित्रमा परिवारको सदस्यमा बिरालो पर्यो तर तपाईँ चाहिँ हुनुहुन्न याद गर्नुभएको छ तपाईँले
4: त्यही त कृष्ण सर मेरो चित्र बनाउन चाहिँ कसरी छुट्याएको छ केटोले छुटाएको भन्दा पनि चित्र बनाउँदा उसको दिमागमा तिम्रो सम्झना नआएको हुनसक्छ उत्सव
3: एक्ज्याक्टली जगतजी तपाईँले सही पोइन्ट नोटिस गर्नुभयो हेर्नुहोस् हामीले यसरी चित्र बनाउन लगाउनुको पछाडिको कारण पनि यस्तै बालबालिकाको मानसिकता बुझ्नलाई हो
4: त्यसो भए यसले के बुझाउँछ त सर
3: भनेको मतलब
4: त्यो चित्रमा म नहुनुले के बुझाउँछ सर
3: एक्ज्याक्ट यही भनेर चाहिँ म भन्न सक्दिनँ यसबारेमा विज्ञ सुदेश सर हुनुहुन्छ उहाँले भन्न सक्नुहुन्छ तर जहाँसम्म मेरो बुझाइ छ नि उत्सवजी यो चित्रले सन्देशले तपाईँलाई आफ्नो परिवारको सदस्य भनेर विश्वास नै गरेको छैन भन्ने अर्थ लाग्छ
4: अब उत्सव भाइ सन्देश पाउँदाखेरि पनि विदेशतिरै भए सायद त्यसैले पनि होला कि सन्देशले चित्र पनि कति सानो ठाउँमा बनाएको रहेछ तँलाई चाहिँ पुरै खाली छोडेको रहेछ
5: हो त है मैले त त्यो कुरा ध्यानै दिएको रहेनछु
3: यसले चाहिँ सामान्यतया बच्चा खुल्न नसकेको भन्ने बुझाउँछ
4: चित्र बनाएको आधारमा नि यस्ता कुराहरू हेर्न मिल्ने रहेछ है अब हाम्रो पालामा त यस्ता कुराहरू थाहा नै थिएन
3: ठिक भन्नुभयो, पहिलेको के कुरा, अहिले पनि धेरै स्कुलहरूमा यी कुराहरूमा ध्यान दिएको हुँदैन। त्यसैले हाम्रो स्कुल अरू स्कुलको दाजुमा स्तरीय छ भनेर हामीले भन्न सक्छौँ।
5: ए अनि पढाइ चाहिँ कस्तो छ सर सन्देशको?
3: पढाइभन्दा पनि यो उमेरमा खेलाइबाट सिकाइतिर डोर्याउने हो, त्यसैले ठिकै छ भनेको टिप छ। उठाउनु हुँदा हुन्छ।
5: हेलो, भन् त के गरे? ए हुन्छ आइहालेँ, ल ल सर अहिले निस्कदा हुन्छ, त्यहाँ भेट्नु पर्ने मान्छे अहिले नै आएछ।
3: उत्सवजी चिया पिएर जानु न।
5: होइन अलि हतार नै भयो त्यही भएर हो सर।
3: ए हुन्छ हुन्छ
5: जगतै। ए हुन्छ जाऊ न तिमी। हस् हस्
3: उत्सवजी यो रिजल्ट र पेपरहरू पनि लानु होला।
5: ए हुन्छ हुन्छ धन्यवाद सर। जगतै गए है।
3: विलासनगरबाट यहाँ आएको झन्डै 3 वर्ष बित्यो, लगभग यहाँका सबैसँग परिचित छु तर उहाँसँग भेट भएन रहेछ।
5: उत्सव भाइ धेरै समय विदेशै थिए त्यही भएर पनि होला, फेरि स्कुल पनि आएको थिएन होला योभन्दा अगाडि।
3: दिदी चिया दुईवटा मात्र छोडिदिनु भए हुन्छ। जगतजी चिया लिनु न।
5: अनि कृष्ण सर जोयसीको व्यवहारमा पढाइमा सुधार कतिको आइरहेछ?
3: पहिले भन्दा त भेटर नै छ, तर अझै सोचे जस्तो प्रगति नभए जस्तो देखियो है रिजल्ट हेर्दा चाहिँ।
5: त्यो त मैले नि बुझेँ सर, अब जोयसीको नेचर उसको हेल्थ सिचुएसनको कारणले मैले पर्सनल्ली सबै टिचरहरूलाई भेटेर अलिकति केयर गरिदिनु है भनेको थिएँ, तर त्यो चाहिँ खासै अप्लाई भएको जस्तो लागेन मलाई।
3: हेर्नु जगाजी हामीले केयर नै नगरेको भन्न चाहिँ मिल्दैन, फेरि स्कुलमा धेरै बालबच्चाहरू हुन्छन्, हामीले सबैलाई बराबर रूपमा हेर्नुपर्छ। अब एउटैले मात्र हेर्ने भन्ने कुरा पनि त्यति प्र्याक्टिकल हुँदैन नि जगाजी।
5: अब सरले पनि त्यसरी अलिकति भनिहाल्न मिल्दैन कि, पहिले स्कुल भर्ना गर्ने बेलामा पनि मैले तपाईँसँग कुरा गरेको थिएँ, त्यतिखेर त अर्कै कुरा गर्नुभएको थियो।
3: त्यो त हो जगतजी, अब गर्दा भन्दा कति कुराहरू हामीले नि सकिरहेको हुँदैनौँ, हामी त्यसमा सुधार गर्दै जान्छौँ, तर तपाईँले पनि हाम्रो बाध्यता चाहिँ बुझिदिनुपर्छ, हाम्रो लागि सबै बच्चाहरू बराबर हुन्।
5: मैले मेरो बच्चालाई मात्रै हेर्नुपर्छ भनेको पनि त होइन नि सर, तर विद्यार्थीको क्याटेगोरी अनुसार उनीहरूको बुझाइको लेभल वा अवस्था अनुसार ट्रिट गर्नु पर्यो नि, होइन र?
6: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्? यसको सही उत्तर हो जगत र ललिताको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जुम्लाबाट आर्जु नेपाली, विराटनगरबाट राजु काब्रा, ओखलढुङ्गाबाट वीरबहादुर तामाङ र हेटौडाबाट रीता सिकारी विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्? प्रश्न फेरि एकपटक, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्?
7: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हस्त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 56।
2: यो ब्याटमा ग्रिप हाल्न पनि लास्टै गाह्रो भयो आयुष।
3: अब हल्का यहाँ माथिबाट मिलाएपछि हुन्छ।
2: म चाहिँ यो ग्रिप हाल्न सक्दै सक्दिनँ, लास्टै जाउ लाग्छ।
3: यहाँ अलि लामो प्लास्टिक भएभित्र घुसारेर भइहाल्थ्यो, त्यो पनि भएन र अलि गाह्रो भयो।
2: होइन होइन, बन्दैन भने छोडिदेऊ, घरमै गएर गराउँला।
3: भइहाल्यो अब। अनि कहाँबाट पायो त यो ग्रिप यहाँ ग्राउन्डमा?
2: ए, यो रचनाले ल्याइदिए रहेछ।
3: ए ए,
2: अस्ति नै पैसा ल्याएको थिएँ ल्याइदिए भनेर, आज ल्याइदिएछ।
3: ए, अनि आजलाई भ्यायो त प्र्याक्टिस?
2: अँ, आज पुग्यो। अनि तिमी त आउनै छोड्यौ त क्रिकेट प्र्याक्टिसमा।
3: अँ, अब भोलिदेखि आउनु पर्ला, आज त्यस्तै काम परेर भ्याइन। ल, एकपटक समय हेर त कस्तो भयो।
2: ठिकै छ, थ्याङ्क यू है आयुष।
3: ओके, अब जान त होला नि।
2: आज तिमीलाई मैले किन अर्कै देखिरहेको छु, किन होला आयुष?
3: कस्तो अर्कै देख्यौ?

0: एकैपटक गरेर देउला।
1: ठिकै छ, अनि अस्तिको पैसाले चाहिँ आइपिओ भरियो त?
0: ए त्यो आइपिओ भर्यो भर्यो, त्यही दिनेशले भरिदिएको।
1: अनि पर्यो त?
0: खै त्यो त थाहा भएन।
1: ए हो र, अस्ति मैले सोद्धा त त्यो दिनेशले मलाई केही थाहा छैन भन्दै थियो त।
0: अब तिमीलाई के झुट बोल्नु र, मैले त्यो पैसा साथीलाई इमर्जेन्सी परेर सापटी दिएको छु।
1: बल्ल कुरा ठाउँमा ल्यायो, को साथीलाई दिएको छौ भन त?
0: तिमीले चिन्दैनौ, त्यो बजारको साथी हो।
1: नाम के हो?
0: डिम्पल।
1: कहाँको केटी हो, के गर्छे, कहाँ बस्छे?
0: धेरै त मलाई पनि थाहा छैन, यहीँ विलासनगरमै बस्छे।
1: अनि त्यस्तो थाहै नभएको मान्छेलाई पैसा दिने त? कि अस्ति त्यो होटेलबाट सँगै निस्किनेवाली त होइन?
0: होटेलबाट निस्केको कसले भने तिमीलाई?
1: भन्नै पर्छ र, मैले देखाए पनि त हुन सक्छु नि।
0: हो,
1: भनेपछि कुरा धेरै अगाडि बढिसक्यो होइन?
0: त्यस्तो के होइन, सामान्य बोलचाल हो। सामान्य बोल्दैमा सँगै बसेर चिया खाँदैमा के हुन्छ र?
1: मैले त्यसो नगर भने होइन, आफूले चिनेका साथी सर्कलसँग बसेर खाऊ न। तर चिन्दै नचिनेको मान्छेले गलत नियतले फसाइदियो भने के गर्छौ आयुष?
2: लेफ्टलाई राइट, राइटलाई लेफ्ट, लेफ्टलाई राइट, राइटलाई लेफ्ट, के हो यस्तो यो?
3: सानो बच्चाहरू त झु के हाल्छ नि मामु।
2: लजु तिमी चुप लाग त, तिमीलाई भनेको छु मैले। हाँ जोसी, कुन लेफ्ट कुन राइट हो भन्ने पनि थाहा छैन तिमीलाई?
4: यता लेफ्ट, यता राइट,
2: यता उता कता? तिम्रो कुन हाततिर लेफ्ट अनि कुन हाततिर राइट हो त्यो भन खुरुक्क मलाई।
3: उसले बिर्सिन्छ क्या मामु।
2: लजु तिमीलाई मैले अघिदेखि चुप लाग भनिरहेको छु, बाटी हुन्छौ? तिम्रो पनि मार्क्स गतिलो छैन नि, सब विषयमा आलु छ, बुझ्यौ?
3: त्यस्तो त केही पनि छैन।
2: के रे, नयाँ क्लासमा जाँदैछु, जति ठुलो क्लासमा पुग्यौ नि त्यति नै पढाइ एकदमै टफ हुन्छ। तिम्रो बाबाले भने जस्तो खेलेर पढाइ हुँदैन, बुझ्यौ?
4: खेल्दै सिक्दै
2: चुप, खेल्दै सिक्दै सिक्दै खेल्दै यो एक महिना तिमीहरूलाई कसरी पढाउनु पर्छ नि मैले जानेछु। त्यो टिभी कसले खोलेको, बन्द गर लजु। हरेक विषयमा डिस्टिङसन आएन भने नि खाना पनि दिन्न म, हेरिराख्न। ल या खुरु खुरु पढ्ने।
5: ए छोरीहरूलाई पढाउँदै हुनुहुँदो रहेछ, मैले डिस्टर्ब गरेँ दिदी।
2: ए के केही छैन रमा, बस न।
5: होस् दिदी, म पछि आउँछु नि।
2: बस न बस, केही फरक पर्दैन। ल जो तिमीहरू उता गएर आफ्नो कोठामा गएर पढ त, त्यो अघि मैले दिएको नि क्लास टेस्टमा बिगारेको सबै होमवर्कहरू गर है फटाफट।
3: हुन्छ मामु।
5: दिदीले पनि कति काम भ्याउनुहुन्छ कि, अफिसको काम, घर फर्केर छोरीहरू पढाउने काम।
2: के गर्नु रमा, मैले नगरी कसले गरिदिन्छ र? यस विषयमा जगतको मेरो फेरि कुरै मिल्दैन।
5: किन र दिदी?
2: अब ऊ मार्क्स भनेको केही होइन, बच्चाहरूले खेल्दै सिकिहाल्छ नि भन्छ। अब कम्पिटिसन जित्ने त अङ्कलले नै हो, जमाना फेरि कम्पिटिसनकै छ, फेरि जमाना अनुसार चल्नु पनि त पर्यो नि।
5: मलाई त हजुरहरू दुवैजना एकदमै तगडा लाग्छ, नानीहरू पनि हाम्रो सन्देश हेरिकन निकै नै तगडा छन्।
2: अब सन्देश पनि दिमाग नभएको त कहाँ हो र, कुरा कति छिटो बुझ्छ। तर अचेल अलि धेरै नै झगडालु भएको छ है त्यो बच्चा।
5: त्यही त दिदी, मोबाइल भनेपछि बुतुक्कै हुन्छ, लुकाइदियो भने रिसाएर उपत्रो गर्छ।
2: अनि उसबले पिट्नुहुन्छ होला नि,
5: बाउ छोराको ऱ्याङथ्याङ नै मिल्दैन। उनी कुटिहाल्ने, ऊ चाहिँ बाउले जे जे नगर भन्छ त्यतै गर्ने।
2: त्यही त, केटाकेटीलाई लाइनमा ल्याउनु पनि साह्रै गाह्रो छ। अनि सानीको?
5: सानीको ठिकै छ, आँखामा सानोतिनो समस्या थियो, अस्ति आँखा शिविरमा लगेर जचाको, कचेरा निको पार्ने दबाई दिएका छन्।
2: ए
5: अनि जगत दाई खोइ त दिदी?
2: अब समाजसेवीलाई समाजसेवा गर्दैमा फुर्सद कहाँ छ र, आउला नि बिस्तारै खाना खाने बेलासम्म।
5: ए
2: किन, जगतसँग केही काम थियो र तिम्रो?
5: होइन होइन, त्यस्तो काम त केही थिएन।
2: त्यस्तो काम त केही थिएन भन्नाले अलिअलि काम चाहिँ थियो।
5: दिदी पनि कुरोको चुरो पक्रेर कुरा गर्न निकै सिपाल्यो के तपाईँ।
2: त्यस्तो होइन, तिमीले कुरै त्यस्तो गरेपछि सोध्नु परेन त मैले, मलाई भन्न मिल्ने भए भन।
5: किन नमिल्नु दिदी, खासमा हजुर र दाई दुवैलाई भनिसकेको कुरा न हो।
2: कुन कुरा, ऋणको?
5: होइन होइन दिदी, जागिरको कि।
2: ए हो र, जगतलाई पनि भनेको थियो?
5: हजुर दिदी।
2: ए भनेपछि ललिता दिदीले काम खोज्दिनन् भनेर दाईलाई भने कि?
5: दिदी पनि त्यस्तो सोचे होला त, आफूलाई आखिरी परेको बेला त जसलाई भनेर हुन्छ सब

0: भनेकी थिए। दाइले कुरा गरिदिएको ठाउँबाट चाहिँ फोनै आयो।
1: केबाट?
0: एउटा बिमा कम्पनी रहेछ त्यसैको, बिमा अभिकर्ताको लागि कुरा भएको छ।
1: खासै गतिलो जागिर त होइन त्यो, अब त्यही पनि अरू केही काम नहुँदा गरिराखे त ठिकै हो।
0: किन र दिदी, पैसा कतिलो हुन्न?
1: अब बिमा गर्ने ग्राहक जति बढाउन सक्यो त्यही अनुसार कमिसन आउने त हो, खट्नुपर्छ धेरै नै।
0: ठिकै छ दिदी, अहिलेलाई काम पाए भयो। जगत दाईले पनि अलिक राम्रो ठाउँ नहुन्जेलसम्म यसैमा काम गर्नु भन्नुभएको छ।
1: मैले त अब अलिकति राम्रै काम भेटिन्छ कि भनेर हतार नगरेकी थिएँ, अब तिमीले जगतलाई नै गुहार्न पुगेछौ।
0: होइन दिदी, अहिले गतिलो काम नपाउन्जेल यही भए पनि गर्नै पर्यो, पछि हजुरले भने जस्तै राम्रो काम भेटियो भने चाहिँ गर्नु पर्ला।
1: हजार दिन पनि नपुगेको सुत्केरी मान्छे, यस्तो चर्को घाममा गाउँघर चाहने काम किन गर्छौ? हप्ता दस दिनमा त केही सजिलो काम पाइन्छ कि, म मिलाइदिउँला नि।
0: होस् दिदी, जगत दाईले भन्नुभएको काम मैले गरिनँ भने फेरि उहाँलाई पनि अप्ठ्यारो पर्ला।
1: तिमीहरूको त सबै सरसल्लाह भइसकेको रहेछ त, मलाई सोधे चाहिँ गरे जस्तो किन बिचमा पार्न खोजेकी त? तिमी आफूलाई जे सजिलो लाग्छ त्यही गर, मसँग सल्लाह नै किन लिनु पर्यो र?
2: हरिसको
1: अनि नम्बर सेभ गरेकी छैनस्?
2: किन गर्नु पर्यो, नम्बर याद छँदैछ नि मलाई।
1: कस्तो होला फोन गर्छ भनेर, उठा न एकचोटि।
2: होस्, कुरै गर्न मन छ मलाई,
1: फोन नै काट्दैछ केटी।
2: गौरी दिक्क लागेछ कि, नजिस्का न त।
1: धेरै टेन्सन नलिन। ओ साँच्ची, हाम्रो फिल्म कहाँ पुगेको थियो अरे? खै मोबाइलले त
2: यहाँले परेको छैन होइन, फिल्म सिम
1: कस्तो छुच्छिरी छ, डाटा सकिन्छ भन्नु होला नि। पे नगर्न म हालिदिन्छु कि।
2: कस्तो बुझ्दिनँ यार, यो आफूले यहाँ कस्तो टेन्सन भइरहेको छ, उसलाई चाहिँ फेरि फिल्म हेर्नु परेको छ।
1: अनि एउटै कुरा सोचेर बसेपछि अनि टेन्सन हुँदैन त? बरु फिल्म हेऱ्यो भने झन् रिफ्रेस हुन्छ भनेर आफू चाहिँ तिनपल्ट हेरिसकेको फिल्म पनि हेरिरहेको छु, ऊ चाहिँ हेर नि।
2: मैले टेन्सन लिन्छु भनेर ल्याऊ र, मेरो ठाउँमा त भएको भए तैँले थाहा पाउँथिस्।
1: मैले त्यसो भन्न खोजेको होइन कि कुसुम, टेन्सन लिएर मात्र प्रब्लम सल्भ हुँदैन नि पो भन्न खोजेको त।
2: हुन त हो, तर हेर्नु, मैले केही गल्ती नै नगरे पनि म सबैको अगाडि कस्तो नराम्रो भएको छु के। छ्या, त्यसमाथि त्यो हरिस पनि भक्कु नभएको कुरा लगाएर हिँडिरहेछ।
1: कुसुम, एउटा कुरा सोचौ नरिस है त।
2: के
1: साँच्ची त्यो दिन हरिस तेरो बिचमा केही त भएन नि है? अयो कस्तो होला,
2: तँलाई मैले कतिचोटि भन्नु हो, कतिचोटि भन्नु, केही पनि भएको थिएन भने कतिचोटि भन्नु तँलाई? आफ्नै बेस्टफ्रेन्डले त विश्वास गर्दैन, अरूलाई के भन्नु छ?
1: या कस्तो दुखी गरी पिट्यो कि होला बदर नि, अब फेरि हेर्न दाइ ठुस्स परेर बसेको। नरिस न, सरी के,
2: तँसँग म के नै रिसाउँछु के गौरी। तँ त हेर, तँ त आफूलाई लागेको कुरा अगाडि नै भन्छस् होइन। त्यो हरिस त कस्तो पो रहेछ यार, मलाई त त्योसँग यस्तो चित्त दुखेको छ नि।
1: अब भने है, त्यही कुराले त यस्तो टेन्सनमा बसिरहेछस्, अनि ऊ त हेर नि त पुरा हिरो भनेर हेरिरहेछ। केटाहरूलाई चाहिँ कसैले नराम्रो भन्दैन रहेछ है?
2: खै म त कतै जानै हुँदैन हेर, बिहान धारामा पानी लिन गएको है, सबैजना मुखामुख गर्छन्, मलाई त कुन बेला घर आउँछ जस्तो भएको थियो।
1: त्यही भएन यहाँका मान्छेहरू पनि फेरि बुझ्दै नबुझ्दै छन् भने।
2: त्यही गुणदेवी ठुले आमाले गर्दा हो नि, कस्तो रहेछन् बुढी, उसैले हो गाउँभरि हल्ला फैलाएको।
1: त्यही त, कस्तो बुढी रहेछ भने, भूतलाई दिउँ जस्तो।
2: आजकल त म बोल्नै छोडिदिइसकेँ नि।
1: अनि किन बोल्नु पर्छ त्यस्तोसँग?
2: हेर गौरी, आजकल त मलाई जसले पनि मेरै कुरा गरे जस्तो लाग्छ यार, मलाई नै नराम्रो भने जस्तो लाग्छ।
1: त्यही त,
2: ल बाहिरको मान्छेले त मेरो विश्वास गरेनन् गरेनन् है, आमाले पनि मलाई नराम्रो भन्नुहुन्छ हेर त।
1: हो र?
2: तैँले केही नगराए भए पनि समाजको अगाडि इज्जत गइहाल्यो भन्नुहुन्छ, उहाँहरूको लागि त केटाकेटी सँगै बस्नु नै ठुलो कुरा हो रे। मैले अरूलाई भन्ने बाटो दिएँ रे, समाजको अगाडि उहाँहरूको इज्जत गएर के हो।
1: त्यही भएर सबै आमाहरू त्यस्तै हो कि, हाम्रो मम्मी पनि खालि छोरीको इज्जत छोरीको इज्जत भन्नुहुन्छ।
2: आजकल त झन् हेर, आमाले मलाई खालि निहालिरहनुहुन्छ, अस्ति त मोबाइल नै खोजिरहनु भए, अनि सौगातले भनेर बल्ल बल्ल फिर्ता मागेको नि।
1: किन, हरिसँग बोलिस भनेर
2: होला नि? जे गर्दा पनि भनेर गर्नुपर्ने रे, काम नपरी घरबाट निस्किन नपाउने रे। हेर, म त आफ्नै घरमा पनि नजरबन्दमा परे जस्तै भएको छु, अरू त अरू स्कुल गएर आउँदा पनि काका नगएर आएको जस्तो गरी केयरकार गर्नुहुन्छ भने।
1: ल अब केही नपाएर स्कुल जानु भनेर चाहिँ कहाँ जान्छ हौ?
2: त्यही भने हेर गौरी, कुन दिन आमाले कुसुम अबदेखि त स्कुल पर्दैन भन्नुहुन्छ भन्ने डर लाग्न थालिसक्यो मलाई।
3: तर साँच्चै के तेरो आमाले तँलाई स्कुल जानु पर्दैन भन्नुभयो भने चाहिँ के गर्छस् कुसुम?
4: रोपेको फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? यसको सही उत्तर हो 13 वटा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट सुमन घिमिरे, उदयपुरबाट पवित्रा राई, मोरङबाट सुस्मिता परियार र सुर्खेतबाट करुणा ओली विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 93।
2: अब मुख्य समाचार।
3: पानी नपरे पनि दुःख, परे पनि दुःख, केही गर्दा पनि सुख छैन।
4: पानी पनि कति वर्षको वर्षै छ, यसपालिको जस्तो पानी पर्या त कहिले थाहा भएको छैन मैले।
3: त्यही त,
4: अझ कति दिन पर्ने?
3: धन्न सौगा सकुशल घर आइपुग्यो।
4: 12 घण्टा हिँडेर आएको रे, खुट्टा दुख्यो भन्दै थियो। मैले तेल तताएर दिएको थिएँ
3: अघि, म पानी लिन जाँदा अगेना छेउमा बसेर तेल लगाउँदै थियो।
4: ए
3: प्रेम कुमारी, टिभी हेर्ने हो?
4: हेर्दिन।
3: ल उसो भए,
4: समाचार नै नसके टिभी बन्द गर्नुभयो त।
3: निन्द्र लाग्यो, बत्ती निभाइदियो है।
4: पख्नु न, यति बत्ती त काटिसकौ।
5: सुतिसक्या हो?
4: छैन छैन,
5: म त सुतिसक्नु भयो भन्ठाने आमा।
4: ए के रहेछ तैँले झोलामा?
5: यसमा तपाईँको लागि एउटा कुरा छ, यी हेर्नु त।
4: आमा, फोन पो ल्याइदिएछ।
3: खै खै,
4: हेर न, निदाइसके मान्छे पनि उठ्यो त।
3: ओहो, यो त महेशकी बुढीलाई महेशले विदेशबाट ल्याइदिए जस्तै पो रहेछ त सौगात।
5: यसलाई स्मार्टफोन भन्छन्।
4: अनि कति पर्यो यसको?
5: 14-15 हजार पर्यो।
4: त्यत्रो पैसा किन हाले?
5: तपाईँलाई यस्तै फोन बोक्न रहर लाग्यो भने होइन।
4: कसले भन्यो तँलाई? मैले त भनेको छु जस्तो लाग्दैन।
5: तपाईँले नभने पनि म थाहा पाइहाल्छु नि।
4: बैङ्कको ऋण त्यत्रो छ, पैसा यसरी हुरेल दुरेल नगर्न बाबु। मलाई अहिले फोन नै चाहिएको थिएन।
5: किन पिर गरेर आमा, बैङ्कको ऋण त तिराउला नि। अब त तपाईँको छोराको व्यापार फैलिँदो छ, सबै कुरा बिस्तारै हुन्छ क्या।
3: अनि विलासनगरमा पनि खसी बोका पठाउने कुरा के भयो त सौगान?
5: कुरा मिल्यो भने पनि हुन्छ बुवा, अबको महिनादेखि पठाउने कुरा भएको छ।
3: ल गजबै भयो।
4: अनि यो गाउँको मात्रले पुग्छ त बाबु?
5: पल्ला गाउँमा पनि कुरा गरिरहेको छु, पर्सितिर एकछिन निस्किनु पर्ला।
3: आमालाई त फोन ल्याइदिस्, अनि बाउलाई केही ल्याइदिनुहोस्।
5: पख्नु न बुवा, यसरी नै काम राम्रो हुँदै गयो भने तपाईँको पनि बड्डा चौरदेखि माछकोटसम्म सारा हेलिकप्टरमा घुम्ने रहर पनि पुरा गरिदिन्छ तपाईँको छोराले।
3: लौ, मलाई हेलिकप्टरमा घुम्न मन लागेको छ भन्ने पनि थाहा छ तँलाई।
5: किन थाहा नहुनु, मलाई तपाईँहरूको रहर आवश्यकता सबै थाहा छ।
4: हेलिकप्टरमा घुमेपछि गाउँमा तेरो बाउको सानै कति बढ्ने होला।
3: छोराले यति भन्यो, मलाई हेलिकप्टरै नचढे पनि चढ्या सरा भयो।
4: त्यो त हो है। साँच्ची सौगात, उत्तमले पर्सिको लागि एउटा खसी बनाएको थिए, के कस्तो हो भोलि गएर एकपटक भेट है।
5: किन चाहियो रे तिमीलाई?
4: खै, कञ्चनको टिका लाउने रे, अब पैसावाल मान्छे टिका टालामा पनि खसी काट्न लागे होला नि।
5: कञ्चनको? अनि त्यो कञ्चन त हाम्रो कुसुमको उमेरकी होइन र आमा?
4: हो, अझ हाम्रो कुसुम भन्दा 3 महिना कान्छी थिए।
5: तिमीलाई त म खसी दिँदै दिन्न।
4: के भन्छ यो?
5: खसी मात्र नदिने हो र, अझ म त कञ्चनको बिहे नै हुन दिन्न।
4: होइन, उत्तमले आफ्नो छोरीलाई बिहे गरेर दिउन् वा सधैँ माइतमा राखुन्, तँलाई के को टाउको दुखाई? यसरी सबैको अघि छुचो हुनु पर्दैन है सौगात।
6: हेलो खुसबु, खुसबु गेट खोल न।
4: गेट खुल्दै छ, आइस भित्र आऊ।
6: यहाँ कुकुर पनि छ क्या?
4: बाँधेको छ कि कुकुर?
6: ए हो, ल ल,
4: नडराइकन आऊ है, आऊ बस। पानी पिउने हो?
6: ठिकै छ। अनि मम्मी है त?
4: मम्मी बाबाले सघाउन पसल जानुभएको।
6: ए
4: अनि ती कामले नै आएको थियो कि?
6: होइन होइन, खासै त्यस्तो त के होइन, त्यसै घुम्दै आएको। अनि तिमी त चामलकै लाउँदै पो रहेछौ त।
4: तर खासै आउँदैन आउन चाहिँ।
6: हो र,
4: काम चलाउ मात्रै।
6: त्यसरी होइन, खै देऊ त।
4: तिमीलाई आउँदो रहेछ राम्ररी।
6: गाउँमा हुँदा कहिले काहीँ केलाउँथे।
4: ए थाहा भयो थाहा भयो।
6: कस्तो दिक्क पारे है मान्छेले।
4: कसको फोन हो र, उठाउ न।
6: खै उठाउने कि नउठाउने, दिक्क लागिरहेछ भने।
4: फोन उठाउन पनि के को दिक्क हो र, खै को हो देखाउ त। रोहन दादा।
6: आज बिहानैबाट नन स्टप फोन गरिरहेको छ।
4: किन र?
6: त्यही, मलाई भेट्न आएछ नत्र टिमबाट निकालिदिन्छु भन्दै थर्काउँछ।
4: किन, तिमी अझै गएको छैनौ र?
6: त्यस्तोसँग खेल्न गएर के हेर्नु?
4: किन, के भयो र? तिमी अस्तिबाटै रोहनको कुरा गर्दा अर्कै कुरा गर्छौ, खास कुरा के हो भन त?
6: त्यस्तो पागलको के कुरा गर्नु, जति बेला नि फोन गरेर थर्काउँछ।
4: किन?
6: त्यस्तालाई के कारण चाहिन्छ र?
7: खासमा त्यसले खेल्न आएन भन्नु थर्काको हो?
6: खेल्न भन्दा पनि कुरा अर्कै छ।
7: कस्तो कुरा अर्कै छ भन न, के कुरा हो?
6: त्यसले मलाई अर्कै व्यवहार गर्न खोज्छ कि खुसबु।
7: भन्नाले?
6: मलाई केटीलाई गर्ने जस्तो व्यवहार गर्छ। मैले उसलाई इग्नोर गर्न थालेँ अनि ए फोन गरेर हैरान पारेको छ।
7: भन्नाले?
6: खासमा नि खुसबु, रोहनले मलाई प्राइभेटली भेट्न बोलाउने, अर्कै अर्कै व्यवहार गर्ने, मलाई नजिक हुन खोज्ने, छुन खोज्ने, हक गर्न खोज्ने, अर्कै गर्छ भने।
7: ए कुरा यस्तो पो हो?
6: अस्ति तिमीले देखेको मेरो घाँटीको माग पनि त्यसकै काम हो।
7: ए कुरा त्यस्तो पो हो? अनि मलाई पहिले नै थाहा किन नदिएको त?
6: यस्तो कुरा तिमीलाई कसरी भनौँ भन्ने लाग्यो, अनि मैले त राकेश गुरुलाई सबै कुरा भनिदिएँ।
7: गुरुलाई मात्र होइन, यस्तो कुरा त प्रहरीमा लिखित उजुरी दिनुपर्छ।
6: यस्तो कुरा प्रहरीकोमा के लैजाने र खुसबु?
7: प्रहरीकोमा अहिले नगएर अनि रोहनले फेरि झन्ता नापिदियो भने के गर्छ?
6: खै के गर्ने गर्ने यार, कहिले काहीँ त केटाहरू लगाएर राम धुला हान्नुपर्छ कि जस्तो नि लाग्छ।
7: यस्ता नचाहिँदो कुरा नगर आयुष, बरु मैले भनेको मान्छौ भने हामी आजै गएर पुलिसमा उजुरी गरौँ। जान्छौ नि होइन?

0: आहा, कति सुन्दर, कति कमल।
1: उच्च पनि बच्चा बच्ची राम्रोसँग निदाएका छैन, के गरेको होला।
0: ल, तिम्रो कपालको तारिफ गर्न पनि छोरा छोरी निदाउनु पर्छ त।
1: मैले बुझाएको छैन निको, खै यो हात उता लैजाउ न, मेरो गर्दन कस्तो अप्ठ्यारो भयो कि।
0: मालिस गर्दैन त उसो भए?
1: पर्दैन, हेत्तेरिका के खन्दाङ खुन्दुङ पारेको होला।
0: उहिले उहिले खाट चुकेर टिस्ट भान्थ्यो, अचेल भाँडाकुँडा बजेर टिस्ट भइरहेछ।
1: चुप लाग तिमी, एक दिन धन्न त्यो खाटबाट खसिन म, याद छ
0: है? क्या शानदार मिचीवाला खाट थियो त्यो।
1: तिमीले गर्ने माया पनि शानदार थियो नि।
0: माया मात्र शानदार, मान्छे चाहिँ होइन।
1: मैले त्यस्तो भनेर हुन्छ, थाहा छ तिमीले विदेशबाट फर्केपछि फेन्सी पसल गर्ने भनेर तिमीले ठाउँ चाहर्दा खै कहाँबाट किनी ल्याइदिएको थियो नि त्यो साडी, आजसम्मकै सबैभन्दा मनपर्ने साडी हो नि।
0: ए हो र, अनि खोइ त त्यति धेरै लाग्यो देख्दिनँ त म।
1: छिटै फाटला भनेर सम्हालिराखेकी छु नि
0: है मेरो प्यारी रमा। भनेको भए त फेरि त्यस्तै अर्को ल्याइदिइहाल्थेँ म पनि।
1: मनभित्रको माया दिएको उपहार जस्तो कहाँ कर गरी गरी किनिदिएको उपहार हुन्छ
0: है। माया गर्न खुब आफूलाई मात्र आउँछ भन्ठाने कि, मलाई पनि आउँछ नि, बुझ्यो?
1: म महिनावारी भएको बल्ल छ दिन त भयो, पिल्स पनि सकिया छु।
0: अनि
1: तिमीलाई अपरेसन गर भनेको मान्दैनौ, अर्को बच्चा बस्यो भने दुःख त मैलाई हो फेरि।
0: रमा, तिमीले जति दुःख पाउनु पर्ने पाइसक्यौ, अब एउटाले दुःख दिइरहने अर्कोले दुःख पाइरहने हुन्न यो घर, बुझ्यौ?
1: तिमी बेला न कुबेला क्रान्तिकारी भइहाल्छौ कि।
0: टक्क लाएर हुन परेको नि त अब
1: उच्च। पूर्णिकाको आँखाको अवस्था के गरी अहिलेको भन्दा नराम्रो भयो भने अर्को बच्चा पाउने दबाब त दिन्नौ नि फेरि।
0: म तिम्रो शिरमा हात राखेर कसम खान्छु रमा, यो कुरामा म तिम्रो साथमा छु सधैँभरि, बुझ्यौ?
1: उच्च, शिर भने यहाँ हो कि निधारमाथि, तिम्रो हात पनि
0: हो त नि है। म त
1: सिरियस कुरा गरिरहेछु ऊ भने। अनि खै मैले सोधेको प्रश्नको उत्तर आएन नि।
0: आउँछ आमासँग नि, मेरो यस्तै यस्तै कुरामा राम्रैसँग परिरहेछ कि यो विषयमा।
1: बेकारमा किन झगडा गर्छौ कि तिमी आमासँग?
0: मैले आमासँग बित्थैमा झगडा किन गर्छु लाएर रमा? जुन कुरामा पनि तिमीहरूले मेरो कुरा टेर्दैनौ, तेरी सहानी यस्तै, तेरा छोराछोरी यस्ता उस्ता भनेपछि अब रिस उठ्दैन त मान्छेलाई?
1: भन्न देऊ न त, आमाले भन्दैमा हामी खराब हुने हो र? भन्नुहुन्छ भन्नुहुन्छ, एक दिन आफै थाक्नुहुन्छ।
0: म विदेशबाट फर्केको पनि कति भयो भन त, दिनहुँ जस्तो आमाका त्यस्तै थोत्रा कुरा सुनेको सुने सुनेको सुनै छु। कति कुरा मानियो पनि, अब जति माने पनि कहिल्यै गतिरो भएन त।
1: आमाको कुरा सम्झेर टाउको दुखाउने कि आँखा नदेख्ने समस्याले भोलि छोरीले दुःख नपाओस् भनेर हामीले के गर्न सक्छौँ त्यता सोच्ने भन त।
0: त्यसैको लागि त अस्ति बादलीमा बाँस काटेर छोरी नलड्ने गरी बार बनाउँदै थिएँ, मेरो घरै भत्काउन आँटिस् भनेर करेन आमाले। अब हामीले छोरीको समस्या देखेर केही गर्न खोजे पनि आमा बिचमा भिलन भइहाल्नुहुन्छ, अनि के गर्नु भन त रमा?
1: अनि यही घरमा बसेर आमासँग रात दिन बाजेर छोराछोरीलाई राम्रो वातावरण दिन सकिहाला त उच्च। अझ सानीलाई त झन् विशेष ध्यान दिनुपर्छ हामीले।
0: अब सकेसम्म आमालाई मनाउने नै हो, फकाउने हो। आमा, तिम्रो छोरा म, मेरो छोरी पूर्णिका, पूर्णिकालाई सजिलो हुने गरी बस्ने ठाउँ बनाउन तपाईँलाई के गाह्रो हुन्छ भन्ने नै हो, बुझ्यो?
1: खै के गर्नु, यसको भाग्य नै कस्तो हो कस्तो है।
0: छोरीको भाग्यलाई दोष नदेऊ रमा, हामी ठुलाबाट उसका अभिभावक भनौँदाको खराब कर्मको दोष उसको भाग्यलाई दिनुहुन्न क्या?
1: यो कुरा आमाले मान्दिन पनि पर्यो नि।
0: मैले भन्दैछु नि त, आमाले मानेसम्म टक्क लाएर यही घरमै छोरीलाई आँखा कम देख्दा पनि सजिलोसँग भित्र भएर आउजाउ गर्न सक्ने ठाउँ बनाउने नै हो भनेर।
1: केही गरी मान्नु भएन भने?
0: रमा, बच्चाको सवालमा नि म न आमा भन्नेछु, न देवी देवी त न भगवान नै भन्नेछु। केही गर्दा पनि नसकिने जस्तो भयो भने आमासँगै बस्ने कि नबस्ने भनेर सोच्न पनि सक्छु म। तर जे होस् रमा, मेरा बच्चाहरूले अब अरू दुःख भोग्नु पर्ने छैन।
2: नमस्कार, म दैलेखको डुङ्गेश्वर गाउँपालिकाबाट गङ्गी अधिकारी बोलिरहेको छु। मलाई रोपेको नाफल एकदम राम्रो लाग्छ, सधैँ सुन्ने गर्छु। कहिले काहीँ अब घरमा त्यस्तै घरायसी समस्या पर्यो भने अथवा अलिकति यो रेडियोभन्दा अलिक टाढा भयो भने ओहो मैले त आज ठुलो गल्ती गरेँ अथवा रोपेको गुना नसुन्दा त म के गर्न भुलेर के छुटाएँ भन्ने धेरै अचम्म लाग्छ। रोपेको गुना साथै भन्ने चाहिँ धेरै साथले मन पराउनुहुन्छ, धेरै राम्रो छ। रोपेको गुनाले चाहिँ शिक्षाको कुरा, स्वास्थ्य कुराहरू सिकाउने गर्छ, त्यो भएर चाहिँ एकदम खुसी लाग्छ। हामीले धेरै नाटकहरू सुन्छौँ तर पनि रोपेको गुना फल बराबर अरू नाटकहरू देखेको छैन मैले, अरूभन्दा धेरै रोपेको गुना फल एकदम राम्रो लाग्छ। नमस्कार।
3: गत हप्ता सोधिएको प्रश्न थियो, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? यसको सही उत्तर हो अन्यलाई पनि। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सल्यानबाट चिन्तन केसी, सुर्खेतबाट रञ्जन पुलामी, सोलुखुम्बुबाट अनुसार नाछिरिङ राई र दैलेखबाट मनकुमारी बिक विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? प्रश्न पुनः एकपटक, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार शुक्रबार विभिन्न समसामयिक सवालमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज भने हामी निर्वाचनभन्दा अलिकति फरक तर एकदमै महत्वपूर्ण विषयवस्तु मानसिक स्वास्थ्यका विषयमा केन्द्रित भएर छलफल गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्नो विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। आज हामी नेपाल चौतारीमा मानसिक स्वास्थ्यका विषयमा छलफल गर्दैछौँ। 10 अक्टोबरको दिन चाहिँ विश्व मानसिक स्वास्थ्य दिवस भनेर मनाइन्छ र हाम्रो राष्ट्रिय प्राथमिकता सबैका निम्ति मानसिक सुस्वास्थ्यको व्यवस्था भन्ने मूल नाराका साथ चाहिँ हिजो विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो। यसै सन्दर्भमा रहेर आज हामी नेपाल चौतारीमा छलफल गर्दैछौँ। आजको विषयमा छलफल गर्न मसँग मनोचिकित्सक डाक्टर कमल गौतम हुनुहुन्छ। डाक्टर कमल गौतम टिपिओ नेपालका कार्यकारी निर्देशक पनि हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: हस्, धन्यवाद।
1: हजुर, आराम हुनुहुन्छ?
3: हजुर, सबै सन्चै छु।
1: हजुर, आज चाहिँ हामी अब खास यो नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिरहेका थियौँ। आज चाहिँ यो मानसिक स्वास्थ्यको बारेमा छलफल गरौँ भनेर आज कार्यक्रम तय भएको छ। महत्वपूर्ण विषय पनि हो। अब आजको कार्यक्रमको सुरुमा चाहिँ जस्तो अब अलिकति यो मानसिक स्वास्थ्यको हामी कुरा गरिरहेछौँ। हिजो विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो। यो नेपालमा चाहिँ मानसिक स्वास्थ्यको यो अवस्था कस्तो छ अथवा यो मानसिक स्वास्थ्यलाई कसरी बुझ्ने गरिएको छ? आजको कार्यक्रमको सुरुवात चाहिँ यही प्रश्नबाट गरौँ डाक्टर साहब।
3: हस, प्रश्नको लागि धन्यवाद। विशेष गरी नेपाल जस्तो विकासोन्मुख देशमा चाहिँ मानसिक स्वास्थ्य भनेको चाहिँ एक प्रकारको गम्भीर मानसिक स्वास्थ्य समस्या, विशेष गरी अब आफूलाई चेतना नभएको होइन, त्यसरी आफ्नो ख्याल गर्न नसक्ने, अरूप्रति शङ्का गर्ने, असाधारण व्यवहारहरू देखाउने, एक्लै पराउँदै हिँड्ने, यस्तो खालको गम्भीर खालको मानसिक स्वास्थ्य समस्या वा नेपाली समाजमा चाहिँ यसलाई विपरीत रूपमा चाहिँ पागलपन भनेर पनि बुझ्ने गरेको छ। विशेष गरी मानसिक स्वास्थ्यलाई चाहिँ यही खालको गम्भीर मानसिक स्वास्थ्य समस्यामा मात्र लगेर चाहिँ बुझ्ने गरेको पाइएको छ, जुन चाहिँ गलत हो। र अर्को कुरा चाहिँ के छ त भन्दाखेरि हाम्रो जस्तो विकासोन्मुख देशमा चाहिँ यही जनचेतनाको कमीका कारणले गर्दाखेरि, त्यसै गरी दक्ष जनशक्तिको अभावका कारणले गर्दाखेरि र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूप्रति लगाइने विभेद तथा कलङ्कका कारणले गर्दाखेरि चाहिँ धेरैजसो व्यक्तिहरू चाहिँ मानसिक स्वास्थ्य सेवामा प्रायःजसो आउने गर्दैन। लगभग भनिन्छ भन्दा नेपालमा लगभग 15-20% जनसङ्ख्यामा चाहिँ कुनै न कुनै खालको मानसिक स्वास्थ्य समस्या रहेको छ भन्ने कुरा चाहिँ हामीले अनुमान गर्न सक्छौँ र विभिन्न अनुसन्धानले पनि यस्तै खालको नतिजा चाहिँ देखाइरहेका छन्। यद्यपि यो समस्या रहँदा रहँदै पनि अघि हामीले भनेका विभिन्न बाधा अडचनका कारणले गर्दा लगभग 90% व्यक्तिहरू जो मानसिक स्वास्थ्य समस्याबाट चाहिँ प्रताडित छन्, ती व्यक्तिहरू चाहिँ उपचारसम्म चाहिँ आउन सक्दैनन्। यो बिचमा चाहिँ ठुलो खाडल छ, केवल 10% हाराहारी व्यक्तिले मात्र उपचार पाउने गर्दछ। अब यसबाट पनि हामीले के बुझ्न सक्छौँ भन्दा समस्या चाहिँ निकै छ। पछिल्लो समय COVID-19 संक्रमण, त्यसै गरी भूकम्प लगायत महामारी, विभिन्न प्राकृतिक तथा मानव सृजित जुन यो डिजास्टरहरू छन्, यसका कारणले मानसिक स्वास्थ्य समस्या चाहिँ बढ्ने क्रममा छ। तर समस्याको लागि उपचार परामर्श लिन आउने व्यक्तिको संख्या कम रहेको हुँदा यो खाडल अझ ठुलो हुँदै जाने हो कि यसले अन्य अरू समस्याहरू निम्त्याउँछ कि भन्ने डर त्रास चाहिँ मानसिक स्वास्थ्य विशेषज्ञको रूपमा चाहिँ मैले देखेको छु।
1: हजुर, अब जस्तो यो मानसिक स्वास्थ्यको कुरा गरिरहँदाखेरि चाहिँ जस्तो एकदमै बारम्बार सुनिने शब्द भनेको चाहिँ डिप्रेसन भनेर भन्छौँ। विश्वको यसो तथ्याङ्क हेर्ने हुँदाखेरि चाहिँ विश्वमा हरेक वर्ष करिब 30 करोड मानिसहरू चाहिँ यो डिप्रेसनको शिकार भइरहेका छन् भनेर यो भनिँदो रहेछ। अब जस्तै यो डिप्रेसन भनिन्छ एउटा, अर्को चाहिँ तनाव भनिन्छ, चिन्ता अनि मनोरोग पनि भनिन्छ होइन, त्यस्तै गरी मानसिक समस्या, स्वास्थ्यको कुरा गर्दा समस्याको कुरा गर्छौँ, यसलाई हामीले एउटै डालामा राखेर बुझ्न सक्छौँ अथवा यसलाई अलिकति फरक तरिकाले बुझ्नुपर्ने भने कसरी बुझ्न सकिन्छ?
3: अब यो शब्दावलीहरूलाई चाहिँ हामीले कतिपय समय चाहिँ एकै प्रकारले बुझिएको हो कि भन्ने पाउँछौँ नेपाली समाजमा। यद्यपि यी शब्दावलीहरूको आफ्नै एउटा अर्थ छ। जस्तै हामीले तनाव भन्नाले चाहिँ जीवनमा दैनिक रूपमा आइपर्ने जुन खालका घटनाक्रमहरू छन् त्यसलाई हामीले तनावका रूपमा लिन्छौँ। अब तनाव हुँदैमा सधैँ नराम्रै हुन्छ पनि भन्ने छैन, किनभने तनावसँग जुझ्दै जाँदाखेरि हामीले तनावसँग कसरी जुझ्ने भन्ने कुराहरू सिक्छौँ, त्यो तनावसँग एउटा रेजिलियन्स हामीले विकास गर्छौँ, र भविष्यमा आइपर्ने तनावहरूलाई पनि कसरी हामीले ट्याकल गर्ने भन्ने कुरा चाहिँ हामी त्यो तनावले सिकाउँछौँ। त्यही भएर तनाव भनेको सधैँ नराम्रो भन्ने चाहिँ हुँदैन। अब डिप्रेसन भन्दाखेरि चाहिँ हामीले सामान्यतया डिप्रेसन र एङ्जाइटी डिसअर्डर दुई प्रकारका यी डिसअर्डर छन्। यिनीहरूलाई हामीले साधारणतया देखिने मानसिक स्वास्थ्य समस्या पनि भन्ने गर्छौँ, र विश्वव्यापी रूपमा र नेपालमा पनि हेर्दाखेरि सबैभन्दा बढी व्यक्तिहरूलाई चाहिँ असर गर्ने भनेको समस्या यी दुईवटा हुन्, कमन मेन्टल डिसअर्डर भन्छ हामीले। र यो यसमा चाहिँ व्यक्तिलाई चाहिँ त्यो जो व्यक्ति प्रभावित छ उसलाई चाहिँ मलाई यो रोग लागेको छ भन्ने खालको हेक्का चाहिँ रहन्छ, यो खालको अवस्था हो, जसमा चाहिँ डिप्रेसनमा अलिकति कम्तीमा 2 हप्तासम्म चाहिँ मनमा एकैनासले दिक्क भिन्न वा नरमाइलो लागिरहने, आफूले नियमित रूपमा गर्ने क्रियाकलापहरू गर्न सम्पन्न गर्न नसक्ने, त्यसै गरी पहिले रमाइलो लाग्ने रुचि लाग्ने क्रियाकलापहरूमा क्रमशः रुचि घट्दै जाने, निन्द्रामा कमी आउने, खानाको रुचि कम हुँदै जाने, र बिस्तारै जीवनप्रति निराशावादी सोच आउने, र कतिपय अवस्थामा आत्महत्याको बाटोसम्म डोर्याउने, यस्तो खालको अवस्थालाई चाहिँ हामी डिप्रेसन भनेर बुझ्ने गर्छौँ। यो धेरै चाहिँ डिप्रेसन र एङ्जाइटी चाहिँ प्रायः जसो हामीले देख्ने गरेका समस्या हो। त्यसै गरी अब अर्कोतिर छ गम्भीर खालको मानसिक स्वास्थ्य समस्या, जुनमा चाहिँ सो व्यक्तिलाई चाहिँ चेतना हुँदैन, यो मलाई रोग लागेको छ भन्ने कुरा हुँदैन, उसलाई चाहिँ अन्य व्यक्तिहरूप्रति शङ्का लागिरहेको हुन्छ, अन्य व्यक्तिले मलाई षड्यन्त्र गरिरहेका छन्, मार्न खोजिरहेका छन् भन्ने खालको भ्रम पनि रहेको हुन्छ, र मलाई यो रोग लागेको छ भने चेतना हुँदैन कि यो जे भइरहेको छ यो सबै रियल हो भन्ने खालको कुरा हुन्छ। यसलाई चाहिँ हामी स्वास्थ्य समस्या वा साइकोसिस पनि भनिन्छ। अब नेपालमा यसलाई विकृत रूपमा पागलपन भनेर बुझिन्छ, यद्यपि यो भाषा चाहिँ हामीले सभ्य रूपमा प्रयोग नगर्नु नै भनेर हुन्छ। र हजुर यस्तो खालको समस्या छन् र यसको आफ्नो चाहिँ मिनिङ छ र यी फरक खालका चाहिँ डिसअर्डर हुन्। र अब हामीले रोग भन्दाखेरि चाहिँ जब त्यो व्यक्तिलाई चाहिँ समस्याको रूपमा यी समस्याहरू क्षणिक रूपमा, जस्तै हामीलाई कहिलेकाहीँ तनाव हुँदा, कहिलेकाहीँ नरामाइलो लाग्नु, कहिलेकाहीँ उदास हुनु, कहिलेकाहीँ अलिक चिन्तित रहनु, मानव एउटा इमोसनको एउटा स्वाभाविक प्रक्रिया पनि हो। तर जब त्यसले चाहिँ बिस्तारै असर गर्दै जान्छ र त्यस व्यक्तिमा चाहिँ त्यो अधिक लक्षणहरू आउन थाल्छन्, अलि लामो समयसम्म रहन्छन् र दैनिक रूपमा त्यसले कार्य सम्पादन आफ्नो क्रियाकलापहरूमा असर गर्न थाल्छ भने त्यसलाई चाहिँ हामीले रोग भनेर भन्छौँ, मानसिक स्वास्थ्य समस्या वा मानसिक रोग पनि भन्ने गर्छौँ। यसरी चाहिँ हामीले यी शब्दावलीहरूलाई बुझ्यौँ भने सही ढङ्गमा बुझेको जस्तो देखिन्छ।
1: हजुर, यहाँ डाक्टर साहब यहाँले भन्नुभयो नि, जस्तो यो मानसिक समस्या भएपछि देखिने लक्षणका कुरा गर्नुभयो, देखिने लक्षणका कुरा गर्नुभयो, जस्तो यो डिप्रेसनको कुरा गरिँदाखेरि चाहिँ हिडन डिप्रेसन अथवा नदेखिएको डिप्रेसन, नदेखिने खालको डिप्रेसन भनेर पनि भनिँदो रहेछ, त्यस्तो चाहिँ कसरी थाहा हुन्छ? अब देखिँदै देखिने त थाहा भइहाल्यो, नदेखिने पनि हुन्छ भन्ने खालको कुराहरू पनि रहेछ, यसलाई कसरी बुझ्ने?
3: हजुर, अब यो कस्तो छ भने देखिने र नदेखिने भन्ने ठ्याक्कै त्यस्तै प्रकारले त हामीहरू यो जुन मानसिक स्वास्थ्यको विज्ञानमा, मनोविज्ञानमा हामीले त्यसलाई त्यसरी परिभाषित त गर्दैनौँ। तर पनि कस्तो हुन्छ भन्दाखेरि अब जुन यो हामीले सामान्यतया यस्ता खालको जुन डिप्रेसन एङ्जाइटी लगायतको डिसअर्डरले चाहिँ इन्टर्नलाइजिङ डिसअर्डर भन्छौँ, जुन चाहिँ बाहिरी रूपमा चाहिँ अरू व्यक्तिहरूले चाहिँ देख्दैन। जस्तै अहिले हामीले कुरा गरेको तपाईँको गम्भीर खालको मानसिक स्वास्थ्य समस्या छ भने अन्य व्यक्तिहरूप्रति शङ्का गर्ने, अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने, एक्लै गरबराउने, बोल्ने खालका असामान्य व्यवहारहरू बाहिरी रूपमा देख्छौँ, त्यही भएर यसलाई एक्सटर्नलाइजिङ भन्छौँ। भने जुन यो डिप्रेसन एङ्जाइटी भनेको चाहिँ इन्टर्नलाइजिङ, त्यो व्यक्तिले महसुस गर्छ र बाहिरी रूपमा चाहिँ त्यो व्यक्त अभिव्यक्त नहुने हुँदाखेरि कतिपय अवस्थामा चाहिँ हामीले देख्दैनौँ। तर पनि हामीले याद गर्नुपर्ने कुरा चाहिँ के छ त भन्दा, यो जुन मानसिक स्वास्थ्य समस्या भएका, डिप्रेसन भएका व्यक्तिहरूलाई चाहिँ हामीले विभिन्न 4 बुदाङ्गत लक्षण हुन्छ देख्न सक्छौँ। एउटा चाहिँ सोचमा आउने परिवर्तन वा कग्निटिभ सिम्टम्स हामीले भन्छौँ, जस्तै एकदम निराशावादी सोचहरू आउने, भविष्यप्रतिको निराशापन होइन, आत्महानि वा आत्महत्या सम्बन्धी सोचहरू लगायत इत्यादि हुन सक्छ। दोस्रो चाहिँ भावनात्मक लक्षण हुन्छ, एकदमै उदास, दिक्क मानेर बस्ने, एक्लै बस्ने होइन हुने यस्तो खालको लक्षणहरू देख्न सक्छौँ। तेस्रो भनेको चाहिँ हामीले बिहेभियरल सिम्टम्स भन्छौँ वा व्यवहारिक रूपमा देखिने लक्षण, जस्तै डिप्रेसन हुँदाखेरि चाहिँ त्यो व्यक्ति अन्य व्यक्तिहरूसँग अन्तर्क्रिया एकदमै कम गर्ने वा नगर्ने होइन, त्यसरी एक्लै बस्न रुचाउने होइन, अलिकति रिसालु चिचिराहरूपन देखिन्छ, यो चाहिँ व्यवहारिक परिवर्तन हामी देख्छौँ भने त्यस गरी शारीरिक लक्षण चौथो भनेको चाहिँ यसमा चाहिँ जुन अन्तर्गत शरीरका विभिन्न भागहरू दुख्ने, झमझमाउने, पोल्ने, सिल्का हान्ने, टाउको दुख्ने, पेट दुख्ने, कम्मर दुख्ने लगायतका यस्ता शारीरिक लक्षणहरू पनि हामीले देख्छौँ। त्यो भएको हुनाले यी चारवटा जुन कग्निटिभ, इमोसनल, बिहेभियरल र फिजिकल सिम्टम्स छन्, अब कतिपय व्यक्तिहरूले यी सबै चारैवटा विभिन्न खालका लक्षणहरू देखाउँछन्। लक्षणहरू केही तलमाथि फरकहरू चाहिँ हुन सक्छन् व्यक्ति पछि, तर समग्र रूपमा यी चार थरीका लक्षण देखिन्छ र जो व्यक्तिकोसँग घुलमिल गर्छ, नजिकबाट रहेको व्यक्ति केही व्यक्तिहरूले यो लक्षणहरू याद गर्न सक्छन् भने धेरै जसो समय चाहिँ यो आफ्नो मनमै र सीमित रहने कुरा भएको हुँदाखेरि मनोभावना आफूले अरूलाई नभन्दासम्म व्यक्त नगर्दासम्म कतिपय अवस्थामा चाहिँ डिप्रेसन चाहिँ समयमै पहिचान नहुने गरेको र त्यसका कारणले गर्दा समयमा उपचारमा नआउँदाखेरि आत्महत्याका घटनाहरू प्रयासहरू पनि भएको चाहिँ पाइन्छ।
1: हजुर, अब जस्तै कुराकानी के क्रममा छौँ हामी, जस्तै यो बालबालिकामा यो मानसिक समस्याका कुरा गर्दाखेरि बालबालिकामा त के समस्या होला र सबै कुरा अभिभावकको भरमा हुन्छ अथवा बालबालिकामा त्यस्तो के चाहिँ समस्या होला र भन्ने पनि भन्ने गरिन्छ, यो बालबालिकामा चाहिँ कस्तो खालका मानसिक समस्या देखिन्छन् अथवा देखिने गर्छन्?
3: हजुर, अब एकदमै प्रश्न सोध्नुभयो अनन्तजी। अब यसमा मैले चाहिँ के भन्न चाहन्छु भन्दा हाम्रो समाजको बुझाइ के गलत छ भन्दाखेरि हामीले चाहिँ बालबालिकामा नि मानसिक स्वास्थ्य समस्या हुन्छ र बालबालिका नै डिप्रेसन हुन्छ र मेरो बच्चाले किन डिप्रेसन हुने त, मैले उसलाई लाउन दिएकै छु,
1: खाना दिएकै छु, हजुर
3: बनाउँछु, म एकदम सम्पन्न परिवारमा छु होइन, मसँग यति सम्पत्ति छ। धेरै जसो टाइम हामीले जस्तै मैले आफूले क्लिनिकल्ली प्र्याक्टिस गर्दाखेरि पनि के पाउँछु भन्दाखेरि र अहिले जुन एउटा म गैर सरकारी संस्थामा आबद्ध छु त्यहाँबाट हामीले सामाजिक रूपमा काम गर्दाखेरि पनि के देखिन्छ भन्दा मैले सबै त पुर्याइदिएको छु, किन बच्चालाई डिप्रेसन हुन्छ र बच्चाहरूलाई पनि एङ्जाइटी डिप्रेसनको समस्या हुन्छ र भन्ने खालको प्रश्न चाहिँ पाइन्छ कि।
1: अब यो पनि जस्तो कुन उमेर समूहमा, जस्तो अब पाँच वर्षभन्दा मुनिकै अथवा दुई वर्ष तिन वर्षको अवस्थामा हुन्छ कि हुँदैन भन्ने पनि।
3: हजुर, अब यो चाहिँ कस्तो छ भन्दा हामीले अब अहिले विश्वव्यापी रूपमा पहिलेको मान्यता चाहिँ के थियो भन्दा यो मानसिक स्वास्थ्य समस्या चाहिँ किशोर अवस्थामा, बाल्यकालमा नभएर वयस्क अवस्थामा मात्र हुन्छ कि भन्ने खालको बुझाइ पनि थियो। तर पछिल्ला क्रममा हामीले के पाएका छौँ भने अहिले ग्लोबल्ली जुन अहिले भएका अध्ययन अनुसन्धानले चाहिँ के देखाउँछ त भन्दाखेरि लगभग 50% मानसिक स्वास्थ्य समस्या चाहिँ 14 वर्षको उमेरभित्र सुरु हुन्छन् र 17-18 वर्षको उमेरसम्म पुगिसक्दा चाहिँ लगभग 75-80% मानसिक स्वास्थ्य समस्याको जड जुन उत्पन्न हुने अवस्था चाहिँ त्यो उमेरभित्र सुरु भइसक्छ है भन्ने खालको चाहिँ अध्ययन अनुसन्धानले देखाएको छ। भनेपछि अब हामीले बालबालिका किशोर किशोरीमा चाहिँ मानसिक स्वास्थ्य समस्या हुँदैन भन्ने बुझाइ जुन छ त्यो चाहिँ गलत रहेछ भन्ने अहिले चाहिँ साबित भएको छ। त्यसैले अहिले हामीले हेर्छौँ भने अहिले धेरै जसो जुन हाम्रो टिपिओ नेपालले काम गर्ने लगायत अहिले ग्लोबल्ली चाहिँ अहिलेको एउटा एटेन्सन चाहिँ केमा छ त भन्दा बालबालिका तथा किशोर अवस्थामा नै हामीले यसलाई चाहिँ रोकथाम गर्ने उपायहरू अवलम्बन गऱ्यौँ भने, बालबालिका किशोर किशोरको मानसिक स्वास्थ्य प्रवर्धन गर्ने खालका कार्यक्रम गऱ्यौँ भने र समयमै पहिचान गर्ने अर्ली डिटेक्सन र ट्रिटमेन्टको कुराहरूमा ध्यान दियौँ भने अन्ततोगत जुन यसले वयस्क अवस्थामा पार्न सक्ने प्रभाव हुन्छन् त्यसलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ है भन्ने खालको चाहिँ प्रयास तथा पहलहरू भइरहेका छन् र त्यो सम्बन्धीका कार्यक्रमहरू पनि हामी टिपिओ नेपाल लगायत विश्वव्यापी रूपमा धेरै सङ्घ संस्थाहरू लगायत डब्लुएचओ युनिसेफ लगायतका संस्थाहरूले पनि यसमा चाहिँ अहिले धेरै ध्यान आकर्षण गरेको चाहिँ हामी देख्न सक्छौँ।
1: हजुर, हामी कार्यक्रम नेपाल चौतारीमा छौँ। नेपाल चौतारीमा आज हामी मानसिक स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ। कार्यक्रममा एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिनेछौँ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा चाहिँ आज हामी मानसिक स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ। मानसिक स्वास्थ्यको अवस्था के छ, यसको यसका समस्या कस्ता खालका समस्या देखिन्छन्, समस्याका समाधानका उपायहरू के कस्ता हुन् भन्ने विषयमा रहेर हामी छलफल गरेका छौँ। हामीसँग डाक्टर कमल गौतम हुनुहुन्छ, उहाँ टिपिओ नेपालका कार्यकारी निर्देशक पनि हुनुहुन्छ। यसै क्रममा हामीसँग एकजना सहभागी आइसक्नु भएको छ टेलिफोनमा, उषा ढुङ्गाना हुनुहुन्छ अछामबाट। उषाजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
4: हजुर नमस्कार, अनि अतिथिज्यूलाई पनि नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
4: हजुर, मेरो प्रश्न यस प्रकार छ, मनोवैज्ञानिक पक्षले मानसिक स्वास्थ्यले कस्तो असर पार्छ र मानसिक स्वास्थ्यलाई गुणस्तरीय बनाउन कुन कुन कुराहरूको आवश्यकता पर्छ?
1: हस्, धन्यवाद प्रश्नको लागि उषा ढुङ्गानाजी। हामी तपाईँको प्रश्नको जवाब चाहिँ हाम्रो आजको अतिथिबाट लिन्छौँ, डाक्टर कमल गौतम।
3: हस् धन्यवाद। अब मनोविज्ञान भन्नाले मानसिक स्वास्थ्यमा चाहिँ कस्तो छ भनेर हामीले यसका प्रोटेक्टिभ फ्याक्टर र रिस्क फ्याक्टर हेर्ने भने हामीले एउटा बायोलोजिकल साइकोलोजिकल सोसियल बायो साइको सोसियल मोडल भनेर चाहिँ त्यसले चाहिँ व्याख्या गर्छ प्रायः जसो मानसिक स्वास्थ्य र मानसिक स्वास्थ्य समस्यालाई। र त्यो अन्तर्गत कस्तो छ भने मनोविज्ञान भनेको त्यो व्यक्तिले कसरी सोच्ने गर्दछ, त्यो व्यक्तिले आफ्नो दैनिक तनावहरूसँग कसरी जुझारूपन देखाउँछ, समस्या समाधान गर्ने क्षमता कस्तो छ होइन, र उसको आफ्नो बिहेभियर कस्तो छ, व्यक्तित्व कस्तो छ होइन, अन्य व्यक्तिहरूसँग घुलमिल हुने वा आफू चाहिँ इन्ट्रोभर्ट आफ्नो समस्याहरूलाई नभन्ने, यी सबै अवस्थाहरू चाहिँ विशेष गरी मानसिक स्वास्थ्यलाई सबल बनाउने कुरामा पनि हुन्छन् भने, र सँगसँगै यस्तो खालको जस्तै विशेष गरी अन्तर्मुखी भएका व्यक्तिहरू आफ्नो समस्याहरूसँग राम्रोसँग जुझ्न नसक्ने विशेष गरी नेगेटिभ कोपिङ मेकानिजम भएका व्यक्तिहरू चाहिँ अलिक बढी मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुन्छन् है भन्ने खालको कुरा चाहिँ हामीले समग्र रूपमा बुझ्न सक्छौँ। मानसिक स्वास्थ्यलाई अब सबल बनाउन के गर्न सकिन्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ अब एउटा चाहिँ मानसिक स्वास्थ्य भनेको खुलेर कुरा नगरिने विषय हो, किन भन्दा हाम्रो जस्तो देशमा मानसिक स्वास्थ्यको बारेमा आफ्नो कुरा अरूलाई भन्न पनि हामी हिचकिचाउँछौँ, घर परिवारमा पनि सबैसम्म समस्या भन्ने बुटाएर राख्छौँ। त्यो भएर सबैभन्दा पहिला चाहिँ मानसिक स्वास्थ्यको बारेमा यो पनि एउटा समस्या हो, शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्य पनि हाम्रो एउटा कम्पोनेन्ट भएको हुँदा यसबारेमा खुलेर कुरा गर्ने होइन, र सानैदेखि मानसिक स्वास्थ्य रूपमा सबल बनाउनको लागि चाहिँ बालबालिकाहरूलाई अर्ली चाइल्डहुड डेभलपमेन्टको टाइममा अलिकति हामीले प्यारेन्टिङको हिसाबले अलिक राम्रो अभिभावकत्व दिने, त्यसै गरी हामीले दैनिक रूपमा शारीरिक व्यायामहरू क्रियाकलापहरू गर्ने, त्यसै गरी जाँड रक्सी लगायत मादक पदार्थ लागु औषधको सेवन नगर्ने होइन, र समस्या भएमा चाहिँ हामीले तुरुन्तै तालिम प्राप्त स्वास्थ्य कर्मी मनोचिकित्सक वा त्यसै गरी मनोपरामर्शदातासँग चाहिँ सम्पर्क गऱ्यौँ भने यसलाई चाहिँ हामी समग्र रूपमा चाहिँ मानसिक स्वास्थ्यलाई सबल बनाउन सक्छ।
1: हामीसँग अर्का सहभागी हुनुहुन्छ, अनुमोल खत्री हुनुहुन्छ बागलुङबाट। अनुमोलजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई। तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्, आज हामी मानसिक स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ।
5: हाम्रो डाक्टर साहबले पनि नमस्कार।
3: नमस्कार, नमस्कार।
5: मेरो प्रश्न के छ भन्दा यो मानसिक रोग सुरुवात जुन हुन्छ यो कारण के हो, जुन अन्तिम गरियो जुन कति प्रकारका हुन्छन् यो मानसिक रोग कति प्रकारका हुन्छन्, अनिखेरि मानसिक रोगलाई नियन्त्रण गर्ने
1: हस् प्रश्नको लागि धन्यवाद अनुमोल खत्रीजी। म अर्का सहभागीको पनि प्रश्न लिन्छु, अर्को सहभागी पनि आइसक्नु भएको छ, सीता अधिकारी हुनुहुन्छ काठमाडौँबाट। सीताजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई। सुन्दै हुनुहुन्छ, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न। हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्, हामी आज हामी मानसिक स्वास्थ्यको बारेमा कुराकानी गरिरहेका छौँ।
6: नमस्कार, नमस्कार डाक्टर साहब, म सीता अधिकारी नयाँ बालेश्वरदेखि। म चाहिँ विगत 3 वर्षदेखि पिसाबको समस्या, पिसाब पोल्ने समस्या, एकदम युरोलोजिस्ट डाक्टरलाई देखाउँदाखेरि पिसाब सम्बन्धी केही पनि नदेखेँ नि, पछि चाहिँ यतै यो मानसिक समस्याले नै हो कि भनेर, अनि यहाँ चाहिँ मैले पुरट औषधि खाइरहेको छु अहिले, अनि यो चाहिँ यो त्यही भएर यो औषधि कहिलेसम्म खानुपर्ने हो, छोड्न मिल्छ कि मिल्दैन, कि यदि मानसिक समस्याले गर्दा पिसाब पनि पोल्छ र भनेर मैले हजुरलाई प्रश्न सुन्न चाहेँ।
1: हस् धन्यवाद, सीता अधिकारी काठमाडौँबाट हुनुहुन्थ्यो। डाक्टर साहब दुईजनाले सब प्रश्न राख्नुभयो, अनुमोल खत्री त्यस्तै गरी सीता अधिकारी।
3: हस् म पहिला चाहिँ अनमोलजीको प्रश्नको उत्तर दिन चाहन्छु। अब मानसिक स्वास्थ्य कति प्रकारको हुन्छन् भन्दाखेरि अब धेरै नै छ होइन, जस्तै यसलाई हामीले विश्व स्वास्थ्य सङ्गठनको चाहिँ हामीले एउटा वर्गीकरण छ त्यसलाई आई इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छौँ, त्यो अन्तर्गत हेर्ने भने हामीले एफ क्याटेगोरीमा एफ 0 देखि 99 भनेर 900 प्रकारको ब्रोडर क्याटेगोरीमा राख्छौँ। त्यो अन्तर्गत पनि भित्र फेरि अलि विभिन्न प्रकारका रोग चाहिँ छन्। त्यो भएर मानसिक स्वास्थ्य चाहिँ अब सयौँको हिसाबले धेरै समस्याहरू छन्। र साधारणतया चाहिँ हामीले देखिने भनेको चाहिँ चिन्ताजन्य समस्या वा एङ्जाइटी डिसअर्डर, त्यसरी डिप्रेसनको समस्या, त्यसरी गम्भीर खालको मानसिक स्वास्थ्य समस्या जस अन्तर्गत चाहिँ विशेष गरी सिजोफेनिया, त्यसै गरी बाइपोलर डिसअर्डर र लागु औषधका समस्याहरू कमन रूपमा चाहिँ हामीले देखिने यस्ता खालका समस्याहरू अलिक बढी व्याप्त रहेको चाहिँ पाउँछौँ। र यसको नियन्त्रणको लागि मैले अघि पनि भने हामीले आफ्नो स्वस्थ शारीरिक क्रियाकलापहरू गर्ने, शारीरिक व्यायामहरू गर्ने, त्यसै गरी आफूलाई रुचि लाग्ने क्रियाकलापहरूमा जोडिएर बस्ने र आफूलाई तनाव व्यवस्थापनमा के क्रियाकलापले सहयोग गर्छ त्यो खालको क्रियाकलापहरू अवलम्बन गर्ने र समस्या भएमा तालिम प्राप्त स्वास्थ्य कर्मी तथा मनोचिकित्सक वा मनोपरामर्शकर्तासँग हामीले सहयोग लियौँ भने चाहिँ यसबाट चाहिँ छुटकारा पाउन सकिन्छ। र दोस्रो प्रश्न हाम्रो सीताजीको जुन पिसाब पोल्ने समस्या भन्नुभयो, मैले अघिल्लो पनि हाम्रो सुरुवातमा मानसिक स्वास्थ्य समस्या डिप्रेसनका लक्षणको बारेमा कुरा गर्दाखेरि भनेको थिएँ, यसले जुन मानसिक स्वास्थ्य समस्याका विभिन्न चार बुदागत लक्षणहरू हामीले देख्छौँ, एउटा चाहिँ जसमध्ये शारीरिक लक्षण पनि एउटा हो, शरीर झमझमाउने, पोल्ने, लाटो हुने, टाउको दुख्ने, कम्बर दुख्ने, होइन, त्यस गरी पिसाब पोल्ने, शरीरका विभिन्न भागहरूमा चाहिँ दुखाइ वा घोचपेच महसुस हुने, यस्ता खालका विभिन्न लक्षणहरू हुन्छन् होइन। तर हामीले एउटै लक्षणका आधारमा यतिकै यो समस्या हो कि होइन भनेर भन्दैनौँ, किन भन्दा मानसिक स्वास्थ्य समस्यालाई चाहिँ हामीले एउटा सिन्ड्रम भन्छौँ, भनेको विभिन्न खालका लक्षणहरूको एकीकृत समूहको रूपमा चाहिँ हामीले बुझ्नुपर्छ। यदि यी लक्षणहरू छन्, यी लक्षणले गर्दा आफ्नो दैनिक क्रियाकलापमा असर गरिरहेका छन्, अलि लामो समयसम्म रहिरहेको छ भने चाहिँ मानसिक स्वास्थ्य समस्या हुन सक्छ भनेर हामीले चाहिँ एउटा शङ्का गर्न सक्छौँ। र त्यो क्रममा अरू शारीरिक लक्षण छन् कि जस्तै पिसाब पोल्ने, शरीर झमझमाउने, टाउको दुख्ने, अरू कारणले पनि हुन सक्छन्। ती शारीरिक कारणहरू पनि छन् कि छैनन्, वा ती शारीरिक कारणहरू छैनन् भने मानसिक स्वास्थ्य समस्या हुन सक्ने पनि भयो, वा छन् तर त्यो जुन लक्षणहरूको गम्भीरता छ त्यो चाहिँ त्यो शारीरिक लक्षणले मात्र वा शारीरिक रोगले चाहिँ व्याख्या गर्न सक्दैन भने पनि त्यसलाई चाहिँ हामीले एउटा मानसिक स्वास्थ्य समस्याको रूपमा बुझ्न सक्छौँ। अब यहाँले राख्नुभएको समस्या चाहिँ एकपल्ट दक्ष मनोचिकित्सक सँग चाहिँ एकपल्ट तपाईँले सम्पर्क गर्नुभयो भने तपाईँको रोग के हो, त्यसको रोगको लक्षणहरू कति समय देखिरहेका छन्, तपाईँलाई कतिको असर गरेको छ,
1: मैले औषधि पनि खाँदैछु भनेर भन्नुभएको थियो, हजुर
3: औषधि पनि खाइरहनु भएको छ ड्युलोक्सेटिन, त्यो खानुभएको छ भने त्यसलाई हामीले अब राम्रो भइसके पश्चात चाहिँ केही महिना त्यही सयमा मेन्टेन गरेर घटाएर बन्द गर्न पनि सक्छौँ, बन्द गर्नै नसके चिन्डेबर खानुपर्ने भन्ने चाहिँ होइन। यद्यपि केही मानसिक समस्याहरू चाहिँ अलिक बल्झिने खालको भएको हुँदा बन्द गरिसके पश्चात केही व्यक्तिहरूमा बल्झिने हुँदा बल्झिँदा फेरि त्यसलाई चाहिँ हामीले नयाँ एउटा समस्याको रूपमा पनि हेरेर अगाडि बढाउनुपर्छ। यसको लागि तपाईँको नजिक चाहिँ कहाँ बस्नुहुन्छ, तपाईँको नजिक पर्ने एउटा मनोचिकित्सकलाई चाहिँ सम्पर्क गर्नुभयो भने चाहिँ त्यहाँबाट चाहिँ हामीले त्यो औषधि उपचारलाई चाहिँ व्यवस्थापन गर्न सकिन्छ।
1: हजुर, हामी मानसिक स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ। हामीसँग अर्का सहभागी आउनु भएको छ कैलालीबाट, विनोद मगर हुनुहुन्छ। विनोदजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई। विनोदजी, उहाँसँगको टेलिफोन सम्पर्क टुटेको छ। डाक्टर साहब, हामी कुराकानी क्रममा छौँ। यो हेलो,
3: हजुर हजुर
1: हजुर, जस्तो यो अघि हामीले बालबालिकाको पनि कुरा गऱ्यौँ, त्यस्तै गरी अहिले अब केही सहभागीहरूले प्रश्न पनि सोध्नुभयो, यो मानसिक स्वास्थ्य अथवा मानसिक समस्याका कुरा गर्छौँ, मनोरोग भन्छौँ, अथवा अघि हामीले विभिन्न टर्मिनोलोजी पनि युज गऱ्यौँ, यो वंशाणुगत पनि हुन्छ, वंशाणुगतका कारणले पनि यो हुने हुन्छ?
3: हजुर हजुर, आनन्दजी अघि पनि मैले एउटा कुरा राखेको थिएँ, मानसिक स्वास्थ्य समस्या हुनुको कारण चाहिँ हामीले तिनवटा, अब यसलाई एउटै कारण भन्ने छैन। जस्तै शारीरिक रोगमा चाहिँ हामीले हेऱ्यौँ भने जस्तै कोरोना केले गर्दा हुन्छ भन्दा COVID-19 भाइरसको सङ्क्रमणले गर्दा हुन्छ भने एकदम सजिलैसँग भन्न सक्छौँ। तर मानसिक स्वास्थ्य समस्या केले हुन्छ भन्यो भने हामीले ठ्याक्कै सिङ्गल एउटा कारण चाहिँ पत्ता लगाउन सक्दैन। यो चाहिँ मल्टी फ्याक्टोरियल कजेसन भन्छ, वृहत कारणहरू हुन्छ जस अन्तर्गत एउटा जैविक कारण भयो, एउटा मनोवैज्ञानिक कारण हुन्छ, अर्को सामाजिक कारण हुन्छ। जैविक, मनोसामाजिक र मनोवैज्ञानिक कारण, यी तिनवटा कारणहरूको मिश्रित प्रतिक्रियाको रूपमा, असरको रूपमा चाहिँ मानसिक स्वास्थ्य समस्या देखिने गर्छ। त्यस अन्तर्गत अहिले मैले मनोवैज्ञानिक कुराहरू केही विश्लेषण गरेँ र अब यहाँले भन्नुभएको जुन यो वंशाणुगत भन्नुभयो यसलाई चाहिँ जैविक कारणमा हामी राख्छौँ। जस्तै आफ्नो घर परिवारमा वंशाणुगत रूपमा तिन पुस्ताभित्र कसैलाई मानसिक स्वास्थ्य समस्या छ भने, विशेष गरी डिप्रेसन, त्यसै गरी बाइपोलर डिसअर्डर, सुसाइडको कुरा, आत्महत्याको कुरा, बाइपोलर डिसअर्डर, यी रोगहरूमा चाहिँ बढी वंशानुगत कारण पनि देखिन्छ र यो सँगसँगै अरू आफूसँग भएका शारीरिक रोगहरू जस्तै हामीले मधुमेह, प्रेसरको रोग, मुटुको रोग होइन त्यसै गरी विशेष गरी इन्डोक्राइन वा थाइरोइड सम्बन्धी रोगहरू यस्ता रोग भएका व्यक्तिहरूमा अलिकति बढी मानसिक स्वास्थ्य समस्याको जोखिम बढिरहन्छ त्यो भएको हुनाले वंशानुगत कारण पनि योसँग चाहिँ जोडिएर आउँछ तर कुनै पनि एउटा कारणले गर्दा पक्कै चाहिँ मानसिक स्वास्थ्य समस्या हुन्छ भनेर हामीले यकिन गर्न सक्दैनौँ तर अघि हामीले बताएका जैविक मनोवैज्ञानिक र सामाजिक कारणहरू जति धेरै भयो त्यसले चाहिँ मानसिक स्वास्थ्य समस्याको हुने सम्भावना र जोखिमलाई चाहिँ बढाउँछ
1: जस्तो अब पछिल्लो समय चाहिँ यो जीवनशैली खानपानको कुरा पनि बढ्दै यसको फरक हुँदै गइरहेको छ होइन त्यो सँगसँगै अस्ति एउटा मैले अघि यहाँले भन्नुभयो सायद अर्को कुरा जस्तै यो हर्मोनको कारणले पनि चाहिँ समस्या हुन्छ भन्ने कुराहरू गरिरहँदाखेरि चाहिँ यहाँले अहिले भर्खर थाइरोइडको कुरा पनि जोड्नुभयो थाइरोइड कुरा जोडिरहँदाखेरि चाहिँ मैले अस्ति भर्खरै एउटा पढिरहेको थिएँ त्यहाँ चाहिँ यो हामीले खाने जुन नुन छ नुनको मात्रा बढिरहेको छ अथवा त्यसमा राखेको आयोडिनको मात्रा बढी भएको कारणले विभिन्न समस्या पनि आइरहेको छ जस्ता कुराहरू पनि गरिरहेछौँ यो जीवनशैली खानपानका कुराहरूले चाहिँ यो मानसिक स्वास्थ्यलाई कति चाँडो असर गर्छ
3: हजुर अब विशेष गरी खानपानको हामीले कुरा गर्दाखेरि चाहिँ मानसिक स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने भनेको चाहिँ लागु औषधहरू विशेष गरी मादक पदार्थ जस्तै रक्सीको दुर्विसनी त्यस गरी लागु औषध जस्तै तपाईँको कोकेन हिरोइन एम्फेटामिन त्यसै गरी अरू विभिन्न भाङहरू भए यदि यस्ता खालका लागु पदार्थ चाहिँ हामीले सेवन गर्यौँ र त्यसलाई दुर्व्यसनीको रूपमा वा त्यसको हार्मफुल युज होइन शरीरलाई हानि पुर्याउने खालको मात्रामा चाहिँ हामीले प्रयोग गर्न थाल्यौँ भने प्रायः जसो कस्तो हुन्छ भन्दा यस्ता खालका पदार्थले चाहिँ हाम्रो दिमागमा गएर दिमागमा असर हुन्छ र त्यसले गर्दाखेरि चाहिँ के छ भन्दा हाम्रो मन मस्तिष्कलाई चाहिँ हाम्रो पानी बेहोरा हाम्रो भावना र व्यवहारलाई चाहिँ सन्तुलनमा राख्ने भनेका केही न्युरोकेमिकलहरू छन् जस्तै डोपामिन भन्ने तत्त्वले चाहिँ हामीलाई खुसी बनाउँछ त्यस गरी सेरोटोनिन भन्ने तत्त्व हुन्छ हाम्रो दिमागमा त्यो सेरोटोनिन भन्ने तत्त्वलाई हामीलाई मनलाई स्थिर राख्ने काम गर्छ यस्ता खालका लागु औषध खाँदाखेरि चाहिँ यस्ता खालका केमिकलहरूको असन्तुलन यसले गरिदिन्छ जुन असन्तुलनका कारणले गर्दाखेरि चाहिँ हामीसँग डिप्रेसन त्यसरी एङ्जाइटी त्यसरी गम्भीर खालको मानसिक स्वास्थ्य समस्याहरू चाहिँ यसले उत्पन्न गराउन सक्छ त्यो भएर विशेष गरी खानपानको कुरा गर्दाखेरि हामीले यो यस्तो खालको अब चाहिँ सेवन गर्नु हुँदैन र अर्को भनेको चाहिँ हामीले स्वस्थ आहारहरू खाने होइन जस्तै कार्बोहाइड्रेट प्रोटिन फ्याटको एउटा ब्यालेन्स डाइटको रूपमा सेवन गऱ्यौँ भने त्यसले चाहिँ हामीलाई ब्रेनलाई पनि फाइदा गर्छ यस्तो खालको सेवन गर्नाले र केमिकल टक्सिन्सहरू भएका खानाहरू सेवन गर्दा चाहिँ त्यसले अभियसली हाम्रो शरीरका अभिन्न विभिन्न भागमा असर गरेको जस्तै ब्रेनमा पनि असर गर्ने गर्छ त्यो भएको हुनाले सन्तुलित आहार खाने शारीरिक व्यायाम गर्ने र यस्ता खालका लागु औषधको सेवनबाट टाढा बस्न सक्यौँ भने पनि कतिपय अवस्थामा चाहिँ हाम्रो मानसिक स्वास्थ्य समस्या आउने जोखिम चाहिँ हामीले न्यूनीकरण गर्न सक्छौँ
1: अब जस्तो यो हामी मानसिक स्वास्थ्यकै कुरा गरिरहेका छौँ यो जस्तो राजनीतिक कारण पनि यो मानसिक स्वास्थ्यको एउटा मानसिक स्वास्थ्य समस्याको चाहिँ एउटा कारक तत्त्व हो पनि भनेर भनिन्छ निर्वाचन आउँदैछ होइन अब राजनीतिक वृत्तमा निकै चहलपहल पनि भइरहेको छ कस्तो नेता को नेता कुन पार्टीको नेता जस्ता कुराहरूमा अहिले एकदम चर्चा परिचर्चा भइरहेको छ यो यसमा चाहिँ अलिकति मैले जोड्न खोजेको चाहिँ जस्तो असल नेता अथवा सक्षम नेता हुनको लागि चाहिँ उसमा उसको चाहिँ मानसिक स्वास्थ्य कस्तो हुनुपर्छ यो अलिकति यसमा छलफल गऱ्यौँ यो अलिक समसामयिक विषय पनि हो हामी निर्वाचनकै विषयमा छलफल पनि गरिरहेका थियौँ अरू अङ्कहरूमा निर्वाचनको अब सङ्घारमा पनि छौँ
3: हजुर अब हुन त म एउटा राजनीतिक विश्लेषक होइन तर पनि अब सामान्यतः मानसिक स्वास्थ्यको विशेषज्ञको हिसाबले चाहिँ अब हामीले चाहिँ प्रायः जसो जो व्यक्ति हामी मानसिक रूपमा स्वस्थ हुनको लागि चाहिँ हामीले आफ्नो क्षमताको पहिचान गर्न सक्नुपर्छ दैनिक रूपमा आफ्नो जीवनमा आइपर्ने समस्याहरूसँग जुधेर अगाडि बढ्न सक्नुपर्छ उत्पादनशील तरिकाले काम गर्न सक्नुपर्छ र आफ्नो देश घर समाजलाई चाहिँ योगदान गर्न सक्नुपर्छ यी चारवटा बुँदागत रूपमा चाहिँ हामीले मानसिक स्वास्थ्यलाई व्याख्या गर्ने गरेका छौँ तसर्थ अब असल नेता भन्नुपर्दाखेरि चाहिँ अब पहिला त आफू पनि मानसिक रूपमा स्वस्थ हुनु पर्यो यी चारवटा बुँदागत रूपमा त्यो भइसके पश्चात जब हामी आफू स्वस्थ छौँ भने हामीले स्वस्थ रूपमा सोच्न सक्छौँ एउटा भिजन प्लान ल्याउन सक्छौँ त्यसलाई कार्यान्वयन गर्न सक्छौँ होइन त्यो एउटा आवश्यक देखिन्छ अब प्रायः जसो हाम्रो जस्तो देशमा चाहिँ के देखिन्छ भन्दाखेरि एकदमै प्रेसराइज अवस्थामा कि जस्तै हामी जनप्रतिनिधिहरूसँगै काम गर्छौँ, उहाँहरूसँग एडभोकेसी गर्छौँ, पोलिसीमा रिफर्म ल्याउनको लागि टिपिओ नेपाल हामी काम गरिरहेका छौँ होइन। अब यो गर्दाखेरि उहाँको के थियो, उहाँको रुटिन यति अस्त व्यस्त छ कि उहाँको आफ्नो मेन्टल हेल्थ वेलबिङको लागि टाइम कतिखेर दिनुहुन्छ भन्ने कुरा नै हामीलाई अचम्म लाग्छ कि सुत्ने कतिखेर उठ्ने कतिखेर बिहानदेखि कार्यकर्ताहरूको भिडभाड होइन। र त्यसले गर्दाखेरि काम गर्ने टाइम पनि हामीले पनि दिइरहेका छैनौँ कि धेरै जसोले होइन, कार्यकर्तादेखि लिएर मान्छेहरूको भिडभाड हुँदा सोच्ने प्लान गर्ने कुराहरू पाइँदैन एउटा कुरा। दोस्रो कुरा चाहिँ अब मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जस्तै यो चाहिँ महत्त्वपूर्ण छ है भन्ने कुराको बुझाइ चाहिँ हामीले कमी देखेका छौँ कि त्यो भएर अब यसलाई चाहिँ हामीले कसरी उहाँहरूलाई बुझाउने भन्दाखेरि चाहिँ उहाँहरूसँग निरन्तर एडभोकेसीका कार्यक्रमहरू गर्ने, जनचेतनामूलक कार्यक्रमहरू गर्ने र मानसिक स्वास्थ्यको सुधार, मानसिक स्वास्थ्य प्रवर्धन गर्नाले के कस्तो फाइदा हुन्छ, कन्ट्रीको जिडिपी इकोनोमिक ग्रोथ चाहिँ डाइरेक्टली चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित हुने हुँदाखेरि चाहिँ हामीले एक रुपियाँ चाहिँ मानसिक स्वास्थ्यमा खर्च गर्यौँ भने 4 रुपियाँ बराबरको प्रतिफल आउँछ भनेर त अध्ययन अनुसारमा देखाइसकेका छन् नि। भन्छ हामी खर्च गर्नुपर्छ है, यो चाहिँ इन्भेस्टमेन्ट हो, यो चाहिँ कुनै हाम्रो खर्च भन्दा एउटा इन्भेस्टमेन्ट हो, यसले पछि चाहिँ हामीलाई कुनै लाभ दिन्छ भन्ने खालको कुराहरू पनि अलिकति बुझाउन नसकेको हो कि यो बुझाउन सक्यौँ भने चाहिँ उहाँहरूले अझ राम्रोसँग काम गर्न सक्नुहुन्छ होला। सँगसँगै उहाँहरूलाई चाहिँ अलिक तनाव व्यवस्थापनका कुराहरू पनि सायद चाहिन्छ कि धेरै कार्य व्यस्तताका कारणले गर्दा आफ्नै मानसिक स्वास्थ्यमा चाहिँ उहाँहरूले ध्यान दिन नपाउँदाखेरि चाहिँ उहाँहरूलाई पनि अलिकति तनाव व्यवस्थापनका कुराहरू क्रियाकलापहरू चाहिँ हामीले चाहिँ उहाँहरूसँग अन्तर्क्रिया मार्फत केही कुराहरू चाहिँ सिकाउन सक्यौँ भने त्यसले पनि उहाँहरूलाई चाहिँ धेरै फाइदा गर्छ जस्तो मलाई लाग्छ।
1: हजुर, अब यसलाई यसरी पनि जोड्न सक्यो, अब चुनाव आउँदैछ, घर दैलोमा जाने आफ्ना एजेन्डाहरू लिएर जाने कुराहरू पनि छ होइन। त्यसो गर्दाखेरि चाहिँ मानसिक स्वास्थ्य पनि अघि यहाँले भन्नुभएको जस्तो 1 रुपियाँ लगानी गऱ्यो भने 4 रुपियाँ प्रतिफल आउँछ भन्ने एउटा जुन यहाँले प्रस्तुत गर्नुभयो, यस्ता विषयहरूलाई पनि प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा चाहिँ उहाँहरूलाई पनि थाहा हुनु पऱ्यो होइन। उहाँको मानसिक स्वास्थ्य त अवश्य चाहिँ राम्रो त हुनु नै पऱ्यो, त्यो सँगसँगै यो मुद्दालाई पनि उहाँहरूले प्राथमिकतामा राखेर चाहिँ पोलिसी, जुन हामी अघि पोलिसीका कुरा पनि गरिरहेका थियौँ, त्यसमा पनि उहाँहरूले योगदान दिन सक्नुहुन्छ भन्ने

0: अनि आफ्नो दैनिक रुचिका क्रियाकलाप भन्दा जोडिने कुराहरू त हामीले गर्ने पनि, र आफ्नो कुराहरू अरूलाई सेयर गर्ने, भेन्टिलेट गर्दा पनि कतिपय कुरामा मन हल्का गर्न सकिन्छ होइन। र यो सबै हामीले गर्दा गर्दै पनि हामीलाई समस्या भइरहेको छ भने कतै यो रोगको रूपमा त गइरहेको छैन, मानसिक रोग त होइन भनेर हामीले बुझ्नुपर्ने हुन्छ। त्यस्तो छ भने त्यो अवस्थामा चाहिँ हामीले नजिकैको तालिम प्राप्त स्वास्थ्य कर्मी, मनोचिकित्सक वा त्यसै गरी मनोपरामर्शदाता सँग चाहिँ हामीले सम्पर्क गर्नुपर्ने हुन्छ। किनभने त्यो समस्या जति पालेर रहेर राख्यो, जति हामीले समयमा उपचार गर्दैनौँ, ढिला गर्छौँ, त्यति चाहिँ त्यसमा उपचारको नतिजा आउनलाई टाइम लाग्ने र कतिपय अवस्थामा उपचार गर्न पनि कठिनाइ हुने हुँदा समयमै हामीलाई त्यस्तो फिल भएको छ भने चाहिँ समयमै सेवा लिनु चाहिँ एकदम आवश्यकको रूपमा चाहिँ मैले देख्छु। धेरै जसो समय चाहिँ हामी कहाँ आइपुग्दा चाहिँ हामीले कस्तो पाउँछौँ भने, ए मनोचिकित्सक कहाँ आइपुग्दा त डाइरेक्टली साइकियाट्रिस्टहरूले सिधै औषधि पनि लेख्छन् त है भनेर भन्छन् कि। अब हामीले कसरी परिकल्पना गर्न सक्छौँ भने यो एउटा चाहिँ मिथ्या हुने, किन भन्दा तपाईँ हामी सोचौँ त हाम्रो जस्तो विकासोन्मुख देश जहाँ विभेद लान्छना कलङ्क यति धेरै छ, मलाई मानसिक स्वास्थ्य समस्या छ भनेर खुलेर आउने अवस्था भनेको यति डरलाग्दो अवस्था हो कि उहाँहरू एकदम अन्तिम अवस्थामा आइपुग्नुहुन्छ। सकेसम्म आफैले ट्याकल गर्नुहुन्छ, धामी झाँक्री कहाँ जानुहुन्छ, त्यसै गरी विभिन्न रिचुअल्सहरू गर्नुहुन्छ होइन, अरू आयुर्वेदिक औषधि उपचार लगायत विभिन्न प्राकृतिक उपचारहरू गराउनुहुन्छ। केही नलागिसकेपछि जब रोग भड्किँदै जान्छ अन्त्य अवस्थामा चाहिँ हामी कहाँ आइपुग्नुहुन्छ कि मनोचिकित्सकमा होइन। त्यो भएको भएर हामी मनोचिकित्सक भनेको पनि औषधि उपचार गर्न मात्र बसेका होइनौँ कि, तपाईँको रोग समयमै पहिचान गरेर त्यसलाई निराकरण गर्ने, स्वास्थ्य प्रबन्धन गर्ने लगायत समस्या छ भने समयमा उपचार गर्यो भनेको राम्रो हुन्छ। त जब हामीले रोगलाई टाल्दै जान्छौँ त्यसले पार्ने नतिजा त भोलि हामीले आत्महत्याको कुराहरू गऱ्यौँ, अरूमाथि हुने हिंसाका कुराहरू गऱ्यौँ होइन, कानुनको उल्लङ्घनको कुराहरू गऱ्यौँ, यस्तो कुराहरू पनि हुनसक्छ भनेर हामीले टाइमली ट्रिटमेन्ट गर्ने हो। तसर्थ समयमै उपचार परामर्शको लागि जानु भन्ने चाहिँ मैले अनुरोध गर्न चाहेँ।
1: अब यो यहाँले पनि भन्नुभयो मानसिक स्वास्थ्य समस्या भएपछि स्वास्थ्य संस्थामा जानु चाहिँ एउटा भनौँ न लज्जाको विषय अथवा चाहिँ लाञ्छनाको विषय छ, अहिले पनि हाम्रो समाजमा त्यो छ नि त होइन। जस्तो अब एउटा उपनाम नै दिइहाल्ने, अघि यहाँले जुन शब्द प्रयोग गर्नुभएको थियो सुरुमा पागलपन भन्ने जुन हामी प्रयोग त गर्दैनौँ, तर त्यस्तो खालको चाहिँ समाजले नै समाजले नै चाहिँ त्यो खालको त्यसरी नै हेर्ने त्यो खालको त अहिले जुन विद्यमान छ। यस्तो अवस्थामा त अब यो सुरुमै प्रारम्भिक अवस्थामै यसको पहिचान गर्ने, त्यसको निदान गर्ने, त्यसको बारेमा अवेर हुने भन्ने चान्स त अझै पनि त कम छ नि डाक्टर।
0: हजुर, अब त्यही भएर अब हामीले के भन्छौँ भने, अब हामीले त्यही भएर वृहत रूपमा काम गर्नुपर्ने खालको एरियाहरू एज अ पब्लिक मेन्टल हेल्थ एक्सपर्टको रूपमा र म आफू जोडिएकै संस्थामा हामीले के भन्छ, हामीले त्यही भएर विभिन्न चारवटा मुद्दामा काम गर्छौँ कि, एउटा क्षमता अभिवृद्धि गर्ने, दोस्रो हामीले अध्ययन अनुसन्धान गर्छौँ, हामीले तेस्रो सेवा दिन्छौँ, र चौथो चाहिँ हामीले एडभोकेसी अवेरनेसको कार्यक्रमहरू पनि गर्छौँ कि। र के गर्नु पऱ्यो भने समस्या छ, समस्या लुकेर बसेको छ, कति अवस्थामा त्यो मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू सचेत छैनन्, त्यो भएको हुनाले अलिक जनचेतनामूलक कार्यक्रम गर्ने, यस्ता खालका समस्या चाहिँ मानसिक स्वास्थ्य समस्या पनि हुन सक्छन् है, तपाईँले समयमा हेल्प सिक गर्नुहोस् भन्ने खालको कुराहरू हामीले गर्न आवश्यक छ। र दोस्रो चाहिँ हामीले उपचार उपलब्ध छ है, यसरी उपचार सम्भव छ भन्ने कुरा पनि जानकारी दिनु पऱ्यो नि त मानिसहरूलाई, के छ यो चाहिँ पूर्वजन्मको पाप हो, अब यस्तो भयो भने चाहिँ बाँधेर राख्नुपर्छ, यसको कुनै उपचार छैन भन्ने खालको पनि एउटा अज्ञानता छ कि। त्यो भएर अलिकति जनचेतनामूलक कार्यक्रम गर्ने, सँगसँगै अलिकति विभेद लाञ्छना न्यूनीकरण गर्ने खालका कार्यक्रमहरू पनि हामीले गर्न सक्छौँ। त्यो चाहिँ नि कस्तो छ भने, यो विभेद लाञ्छना चाहिँ त्यो व्यक्ति र समाजमा मात्र नभएर हामी स्वास्थ्य सेवा प्रदायक विशेष गरी स्वास्थ्य कर्मी डाक्टरहरू पनि यो मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई हेर्न चाहिँ त्यति रुचाउँदैन हामीले, र मानसिक स्वास्थ्य विशेषज्ञ बन्नु भनेको आफैमा पनि एउटा स्टिग्मा चाहिँ छ, त्यहाँ फलानु मान्छे चाहिँ आफै पनि अर्कै खालको थियो, उसले चाहिँ यो मानसिक स्वास्थ्यको विशेषज्ञता हासिल गरे है पढे है भन्ने खालको पनि ट्याग छ कि। त्यो भएको हुनाले हामीमा पनि रहेको यस्तो खालको विभेद लाञ्छना चाहिँ न्यूनीकरण गर्नुपर्ने हुन्छ, यसको लागि पनि हामीले अहिले चाहिँ कार्यक्रम के गरिरहेका छौँ। यो कार्यक्रम चाहिँ अझ वृहत रूपमा देशव्यापी गर्नुपर्छ। र अर्को कुरा भनेको चाहिँ हामी सेवा पनि त उपलब्ध गराउनु पऱ्यो नि, हामी समस्या छ भन्छौँ, अवेर त गराउँछौँ, तर भोलि मान्छे अवेर भइसकेपछि मलाई समस्या छ मैले हेल्प लिने कहाँ लिने त भन्दा, भोलि हुम्ला जुम्लाको मान्छे काठमाडौँ नेपालगञ्ज आएर सेवा लिने त अवस्था रहँदैन। त्यो भएर त्यसलाई स्थानीय रूपमा चाहिँ नेपाल सरकारको स्वास्थ्य सेवा प्रणालीबाट नै हामी यो सेवा प्रवाह गर्न सक्यौँ भने बल्ल भयो सेवा सर्वसुलभ सहज हुन्छ र त्यो व्यक्तिले सेवा लिन्छ। त्यो भएको हुनाले यसलाई चाहिँ एकीकृत कार्यक्रमको रूपमा चाहिँ लिनुपर्छ, सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमको अवधारणामा गयौँ भने र यसलाई वृहत प्याकेजको रूपमा गर्न सक्यौँ भने चाहिँ यसले चाहिँ यो सबै कुरालाई एड्रेस गर्न सक्छ जस्तो लाग्छ। र त्यसमा केही पहलहरू चाहिँ भइरहेका छन्, विशेष गरी नेपालमा
1: कस्ता कस्ता पहलहरू भइरहेका छन् अलिकति त्यसमा छलफल गरौँ।
0: हजुर, जस्तै अब अहिले टिपिओ नेपाल, सिएमसी नेपाल लगायत विभिन्न कोसिस

0: नेपाल लगायतका संघ संस्थाहरू, सिविङ लगायतका धेरै संघ संस्थाहरू चाहिँ हामी मानसिक स्वास्थ्यमा कार्यक्रमहरू गरिरहेका छौँ। सामुदायिक मानसिक स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ गर्ने हिसाबले नेपाल सरकारले पनि केही अहिले स्वास्थ्य मन्त्रालय चाहिँ राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना बनाएको छ। हालाकि अब यसको कार्यान्वयन पक्ष चाहिँ अझ पनि धेरै चाहिँ छन्। त्यसै गरी अहिले हालसालै राष्ट्रिय योजना आयोग नेपाल सरकारबाटै चाहिँ अहिले आत्महत्या रोकथाम सम्बन्धी राष्ट्रिय कार्यनीति रणनीति बन्दैछ, त्यसमा टिपिए नेपाल हामीले प्राविधिक सहयोग गरिरहेका छौँ। यो पनि आउँदैछ, यो पाँच पञ्च सायद आठ वर्षको योजनाको रूपमा आउँदैछ। अब हामीले जुन जुन यो हामीसँग भएका पोलिसिजहरू छन् यसलाई चाहिँ इम्प्लिमेन्टेसन कार्यान्वयनमा लानुपर्ने अवस्था चाहिँ एकदमै देखिन्छ, र कार्यान्वयनमा लाने र त्यसको गुणस्तरीयतालाई पनि मापन गर्ने र अनुगमन गर्ने खालको एउटा प्रणाली बसाल्न सक्यौँ भने चाहिँ बिस्तारै यो सेवालाई चाहिँ अझ लान सकिन्छ। अब अहिले हामी सङ्घ संस्थाले गरेका, नेपाल सरकारले केही जिल्लामा गरेका कार्यक्रमले गर्दा लगभग मलाई लाग्छ एक तिहाई नेपालका एक तिहाई जिल्लामा चाहिँ कार्यक्रम केही न केही लेभलको कार्यक्रमहरू छन्। तर यसलाई वृहत देशव्यापी सबैमा पहुँच बढाउनको लागि चाहिँ नेपाल सरकारको इन्भेस्टमेन्ट प्रायोरिटाइजेसन र कार्यान्वयन पक्षलाई चाहिँ अझ धेरै सुधार गर्नुपर्ने।
1: जे जति प्रयासहरू भइरहेका छन् ती अहिलेको अवस्थामा पर्याप्त चाहिँ छैनन् होइन त डाक्टर?
0: हजुर, नीतिगत रूपमा धेरै व्यवस्थाहरू पछिल्ला समय भएको देखिन्छ, विशेष गरी भूकम्प पश्चात स्वास्थ्य कर्मीहरूलाई तालिम दिने तालिम प्याकेजहरू बनेका छन्। त्यसै गरी अहिले भने मैले रणनीति कार्ययोजना बनेको छ, आत्महत्या रोकथामको रणनीति अहिले बन्ने क्रममा रहेको छ, बिचौँ महिनामा यो फाइनलाइज हुनेछ। अब रणनीतिगत रूपमा यो बनेको छ, तर ग्याप के छ त भन्दा अहिले स्वास्थ्यको संरक्षण चाहिँ सङ्घीय प्रान्तीय रूपमा र स्थानीय रूपमा चाहिँ यो हेल्थ सिस्टममा एउटा सानो ग्याप चाहिँ हामीले देख्छौँ, किनभने पहिला जसरी फङ्सन गरिरहेको थियो अहिले न्यू सिस्टममा आउँदाखेरि अझ पनि एडप्ट भएको छैन, र त्यसलाई प्रदेश र स्थानीय रूपमा कसरी एडप्ट गर्ने र त्यहाँ कार्यक्रम उहाँहरूलाई पनि अलिकति क्यापेसिटी बिल्डिङको आवश्यकता पनि देखिन्छ, र सँगसँगै प्रदेश र स्थानीय सबै तवरबाट चाहिँ बजेट पनि छुट्याउनु पऱ्यो क्या। अब बजेट लगभग हामीले भन्छौँ विकसित देशहरूमा कम्तीमा स्वास्थ्य बजेटको 10% बजेट भनिन्छ, हाम्रो देशमा हामी हिसाब गऱ्यौँ भने हारा 1-1.5% रूपमा छ, 2% कम छ। अब यो पनि सङ्घ संस्था लगायत नेपाल सरकारको जोड होइन, त्यो भए पनि अझ पनि पर्याप्त चाहिँ छैन, यसलाई पनि इन्भेस्टमेन्ट बढाउनु पर्ने चाहिँ
1: देखिन्छ। हजुर, हामीसँग अन्तिम सहभागी हुनुहुन्छ र टेलिफोनमा राम पाण्डे हुनुहुन्छ लमजुङबाट, उहाँको प्रश्न लिउँ। रामजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
2: नमस्कार सर।
1: हजुर, तपाईँको प्रश्न विचार के छ छोटोमा राखिदिनुहोस् न।
2: हुन्छ, मेरो प्रश्न चाहिँ राख्न चाहन्छु, आजको अतिथिजी र पनि मेरो नमस्कार। र मेरो प्रश्न चाहिँ एक प्रकारको छ होइन, यो मानसिक स्वास्थ्य भनेको चाहिँ के हो यस सम्बन्धी बताइदिनु होला, यो चाहिँ पहिलो प्रश्न भयो। अनि एउटा चाहिँ म आफैले नै भइरहेको एउटा समस्या भन्न गइरहेको थियो, मलाई पनि होइन बेला बेलामा होइन एक्लो महसुस हुने अनि के अरे निन्द्रा लाग्ने जस्तो, अनि एकरो भइराख्ने अनि रिस उठ्ने हो त्यस्तो हुन्छ, अनि यस्तो अनि यस्तो चाहिँ मानसिक तनाव हो कि होइन यस सम्बन्धी पनि जानकारी गराइदिने जानकारी पाउन है।
1: उहाँको चाहिँ अब मानसिक स्वास्थ्य समस्या भने के हो भने हामी त्यसमै छलफल गरिरहेका थियौँ, उहाँको अन्तिम प्रश्न चाहिँ केही लक्षणहरू उहाँले भन्नुभयो त्यो हो कि होइन भनेर मात्रै उहाँले जान्न चाहनुभएको छ।
0: हजुर, मानसिक स्वास्थ्यको परिभाषा त मैले अघि पनि बताएँ सरसर्ती, यो भनेको मानसिक स्वास्थ्य भनेको चाहिँ आफ्नो क्षमताको पहिचान गर्न सक्नु, आफ्नो दैनिक आइपर्ने तनावसँग व्यवस्थापन गर्न सक्नु, उत्पादनशील तरिकाले काम गर्न सक्नु र आफ्नो देश समाजलाई केही योगदान गर्न सक्नु नै मानसिक रूपमा स्वस्थ रहनु। र यहाँको समस्याको कुरा गर्दाखेरि चाहिँ अघि पनि मैले भने जब हामीले अहिले यहाँले बताउनु भएको समस्या चाहिँ तनाव चिन्तासँग सम्बन्धित समस्याको लक्षणहरू नै हुन्, यद्यपि यो समस्या चाहिँ हामीले के गर्छौँ त भन्दा मानसिक स्वास्थ्य समस्या हुनको लागि यी समस्याहरू कति छन् लक्षणहरू कति धेरै छन् एउटा त्यो कुरा, दोस्रो यी समस्याहरू कतिको बारम्बार फ्रिक्वेन्टली कति समयसम्म बसिरहेका छन्, तेस्रो चाहिँ यसले गर्दा तपाईँको दैनिक जीवनयापनमा चाहिँ असर गरेको छ कि छैन त। यी तिनवटा कुरा हेर्दाखेरि चाहिँ हामी यदि धेरै लक्षणहरू आउन थालेको छ अलिक लामो समयदेखि भइरहेको छ र यसले तपाईँको दैनिक जीवनमा पनि असर गर्न थालेको छ, आफ्नो काम काजमा पनि असर गर्न थालेको छ भने चाहिँ अब यो चाहिँ समस्या हो, यसका लागि चाहिँ हामीले समयमै परामर्श लिनु आवश्यक हुन्छ। अब यहाँको बसोबास वासस्थानबाट नजिकै पर्ने हाम्रो तालिम प्राप्त मनोचिकित्सकसँग चाहिँ यहाँले परामर्श लिनु भएमा चाहिँ यसलाई थप हामीले अझ उजागर गर्न सक्छौँ, यसको लागि चाहिँ तपाईँसँग केही अन्तर्वार्ता कुराकानी गर्ने र त्यो रोग हो कि होइन हामी मूल्याङ्कन र त्यही अनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ र समयमै कन्सल्ट गर्नुहुन्छ मैले
1: मुख्य कुरा चाहिँ आफूलाई त्यस्तो कुनै शङ्का लागेकोमा मलाई कुनै समस्या छ मनोसामाजिक अथवा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या छ भन्ने आफूलाई लागेमा तत्कालै स्वास्थ्य कर्मीसँग अथवा मनोचिकित्सक चिकित्सकसँग चाहिँ परामर्श लिनलाई जानुपर्छ भनेर बुझ्नु पर्यो होइन डाक्टर साहब? हजुर, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। निर्धारित समय पनि करिब करिब सकिने लागिसकेको छ। नेपाल चौतारीमा आज हामीले मानसिक स्वास्थ्यका विद्यमान अवस्था अनि समस्या र समाधानका उपायहरूका बारेमा छलफल गर्यौँ। नेपाल चौतारीका आजको छलफलमा सहभागी भएर आफ्नो अमूल्य विचार राखिदिनु भएकोमा मनोचिकित्सक तथा टिपो नेपालका कार्यकारी निर्देशक डाक्टर कमल गौतमज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् आनन्दजी, अब मलाई पनि यहाँ आएर आफ्नो केही कुराहरू राख्ने मौका दिनुभयो, यसको लागि म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार अर्को महत्त्वपूर्ण विषयका साथ बिहान ठिक 8:15 पुनः आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हवस् त, नमस्ते। तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 96।
2: ए गुरुदेवी काकी, पाँच गाँसले दिनमा पनि सगुन ल्याउँदा गाउने गीत गाउनु हो त? अर्कै गीत गाउनु न।
3: अब आफूलाई जे आउँछ त्यो गाउने होइन र?
2: तपाईँलाई अरू गीत पनि आउँछ नि काकी।
3: कति न मैले गीत गाएको सुने जस्तो गर्छु है यो रिता त।
2: किन सुने छैन? फोहोर प्रकाशको बिहेमा तपाईँ र तल्लो गाउँको जनार्दन काकाको जुहारी पर्यो होइन?
3: अझै बिर्सेकी रहेनथे यसले।
2: कहाँ बिर्सिन्छु त, कस्तो रमाइलो भएको थियो। ल आज पनि एउटा गजबको गीत गाउनु त काकी, बरु मन नाच्छु। तारा दिदी तपाईँ पनि आउनु न।
4: के भन्यो, छोरीको बिहेमा पनि नाच्छन् त? पख न पख दुई चार वर्ष, छोराको बिहेमा त म त छम छमै नाचौँला नि।
2: तपाईँलाई जन्ती सँगसँगै नाच्नु भन्यो हो र, आज त नाच्नु भइहाल्छ नि। ल उठ्नु उठ्नु।
4: ए चिउरा पोखिन्छ के भनेको, पख न।
2: यो चिउरा सिउरा एकछिनमा केलाए पनि हुन्छ के? ल गुरुदेवी काकी मजाको गीत गाउनु न।
4: नखराई
3: पात
2: त गाँसिहालिन्छ नि।
3: यस्तै पाराले गाँसलिस पात, कहिले के भना छ कहिले के, बिहानदेखि चारवटा टपरा त गाँस्न सकेकी छैन।
2: ए काकी काम त जहिले गरिरहेको त हो नि, कहिले कहीँ त रमाइलो पनि गर्नुपर्छ क्या, होइन त उत्तम दाई?
5: हो हो त्यो त हो नि, रिता बहिनीलाई घरको कामले कहिल्यै फुर्सद हुँदैन। आज बल्ल बल्ल फुर्सद निकाल्दा दिनमा पनि रमाइलो नगरेर भयो त।
3: ओहो आज त उत्तमले पनि काम छिटो सघाउनु भनेर भनेन त।
2: हाम्रो उत्तम दाई सम्झी हुने भएर दङ्ग पर्नु भएको छ क्या काकी, होइन त दाई?
5: अनि दङ्ग पर्नु पर्यो नि त।
6: अहिले दङ्ग परेर के गर्नु हो दाई, भोलि पर्सि पछुताउनु पर्छ।
4: कहाँबाट टप्क्यो यो फेरि,
6: सबैजना यही हुनु त रहेछ त।
4: अनि त आज बिहेको पात गाँसिसक्नु परेन।
6: तपाईँले मैले कञ्चनको बिहे यति छिटै नगरिदिनु भनेर कतिचोटि भने दाई, सुने नसुने जस्तो गर्नुहुन्छ।
4: कति कराएको हो यो सौगात, काम लाग्ने कुरा भए पो सुन्नु, चाहिँ नचाहिँदो कुरा गरेपछि कसले सुन्छ?
6: हेर्नु तारा भाउजू, तपाईँले अहिले मेरो कुरा काम नलाग्ने लागेको छ, सानो उमेरमा बिहा गरेर पठाउँदा भोलि आफ्नै छोरीले दुःख पायो भने के गर्नुहुन्छ?
3: यो सौगात लखुरुको आफ्नो काम गरेर बस, आफ्नै बहिनीलाई त बिगारिस बिगारिस, अब अर्काकी छोरीलाई पनि बिगार्न आएको त
6: के कुरा गर्नुभयो ठुली आमा? मैले त झन् कञ्चनको राम्रो सोचेर अहिले नै बिहे नगरिदिनु भने,
5: मेरी छोरीको राम्रो नराम्रो म आफै विचार गर्छु सौगात, यसमा तिम्रो टाउको दुखाइराख्नु पर्दैन।
6: हेर्नु उत्तम दाई, कञ्चन अहिले सानै छ, यो उमेर त उसको पढ्ने उमेर हो, आफ्नै छोरीको पढाइ छुटाएर अर्काको जिम्मा लगाएर पठाउँदा तपाईँको मन मान्छ?
4: तपाईँले त हामीले कञ्चनलाई बेचेरै पठाउन लागे जस्तो पो गर्नुभयो त। हेर्नुहोस् सौगात बाबु, कुसुम तपाईँकी बहिनी हो, आफ्नै बहिनीलाई जेसुकै गर्नुहोस्, हामीलाई मतलबको कुरो भएन, तर हाम्रो छोरीलाई के गर्ने नगर्ने भनेर सिकाउन चाहिँ नआउनुहोस्।
2: अर्काकी छोरीलाई बिहा गरेर पठाइदिउन् कि सधैँ आफूसँग राखुन्, अरूलाई के मतलब?
6: हेर्नुहोस् मैले तपाईँहरूलाई कञ्चनको बिहे कहिले पनि नगरिदिनुहोस् भनेर भनेको होइन, जिम्मेवारी उठाउन सक्ने हुन्जेल त कुर्न पर्यो नि, व्यवहार धन्न नसक्ने केटाकेटीलाई हामीले आफूभन्दा ठुलो बोझ बोक भनेर भन्न मिल्छ?
5: ए बा अब त अति नै भयो, मेरी छोरी मेरो व्यवहार मान्छे सुकै गरौँ, तँलाई के
6: त्यसो भनेर कहाँ हुन्छ? छोरी हो भन्दैमा उमाथि अन्याय गर्न पाउनुहुन्छ? हेर्नु उत्तम दाई, म कुनै पनि हालतमा कञ्चनको बिहे हुन दिन्न, बुझ्नुभयो?
7: अनि भाइको के काम थियो होला?
8: मलाई यही इलाकाबाट फोन गरेको थियो, त्यही भएर आएको।
7: ए भाइको नाम के अरे?
8: हजुर रोहन हो।
7: रोहन के?
8: रोहन थापा हो सर, यही जनता कलेजमा पढ्छु।
7: ए अँ क्रिकेट खेलाडी होइन?
8: हजुर सर।
7: तिम्रो नाममा उजुरी परेको थियो त्यही भएर बोलाएको।
8: के अरे उजुरी परेको छ अरे, कस्तो उजुरी हो सर?
7: अब कस्तो कसले कसरी भन्ने एकछिनमा थाहा हुन्छ, एकछिन बस्दै गर।
8: अब कसले के भएर उजुरी गराएछ भन्ने पनि थाहा पाउनु मिल्दैन सर, यो त थाहा पाउनु पर्यो नि।
7: थाहा हुन्छ अहिले, बस्दै गर।
9: सर नमस्ते।
7: नमस्ते।
8: के हो आयुष खुसबु, तिमीहरूलाई पनि उजुरी पर्यो क्या? तिमीहरू चाहिँ यहाँ किन?
9: खै उजुरी पर्यो भन्ने कि के भन्ने?
10: आउनु पर्यो नि। अनि सर डिएसपी साहब यतै हुनुहुन्छ कि हामी उतै जाने?
7: अहिले सर बिजी हुनुहुन्छ, हामी यता छलफल गर्दै गरौँ न।
9: हस्
7: ल, ऊ भाइले नै उजुरी गरेको, क्रिकेट सिकाउने बेला विभिन्न बाहना पारेर जबरजस्ती गर्न खोजेको भनेर कुरा आएछ, के हो कुरो?
8: के रे मैले आयुषलाई त मैले आफ्नै भाइ सम्झेर सिकाएको, तर
7: जे उजुरी परेको छ त्यो साँचो हो कि होइन?
8: यो सब झुट हो सर, त्यस्तो केही गरेको छैन मैले।
9: ए अहिले आएर सब झुट,
11: जहिले पनि मलाई धेरै सिक्नुपर्छ भन्दा अँध्यार नहुँदासम्म ग्राउन्डमा राख्ने अनि अँध्यार हुन थालेपछि पछाडिबाट नराम्रो नराम्रो गर्नु खोजे होइन।
12: त्यो त अब सिकाउने बेलामा कहिले पछाडिबाट छुइयो होला, त्यो म मान्छु हात छुइयो होला, त्यस्तो कुरालाई पनि उजुरी गर्नुपर्छ त आयुष। त्यो त दाई यस्तो भयो भनेर भनेको भए भइहाल्थ्यो नि।
11: मैले नभने होइन नि, मैले यस्तो मन पर्दैन भनेर कतिपटक भन्ने भन्नु त, यस्तो भन्दा तपाईँले के भन्नुभयो थाहा छ?
12: जे मुखमा आयो त्यही नबोल है। मैले के भने?
11: यस्तो कुरा बाहिर कसैलाई भनेपछि गेमबाटै निकालिदिन्छु भनेर धम्की दिएको होइन?
12: खै मैले त त्यस्तो कहिले भने जस्तो लाग्दैन।
11: ए बिर्सेको? अर्को कुरा, घुम्न जाउँ भनेर झरे डाँडामा लगेर के गर्न लागेको थियो?
12: नभा नभएको कुरा नगर है आयुष, मैले तिमीलाई कहिले त्यस्तो केही गरेको छैन।
10: नभएको कुरा आयुषले होइन तिमीले गरिरहेछौ। तिमीलाई केटासँग सम्बन्ध राख्न मनपर्छ होला, त्यो तिम्रो समस्याको कुरा हो, तर आयुषलाई त तिम्रो व्यवहार मन परेन। आफूले गरेको काम कसैलाई मन पर्दैन भने त कसैले पनि त्यस्तो गर्नु भएन नि।
13: हो, खुसबु बहिनीले सही कुरा गर्नुभयो। कानुनले पनि त्यही भन्छ, यदि अरूलाई मन पर्दैन भने उसलाई मन नपर्ने कुनै पनि काम गर्नु या गराउनु अपराध हो।
12: मैले जानी जानी त केही गरेको छैन नि, कहिले काहीँ सिकाउने क्रममा यताउता छुइयो भनेर पुरै मुद्दा नै बनाइदिने। यो सब हेर्नु सर, मलाई फसाउने खेल भइरहेछ।
10: कसरी फसाउने खेल हुन्छ? आफै गल्ती गर्ने अनि आफै ठुला कुरा गर्ने? हेर्नु सर, आयुषले केही कुरा खोल्छ कि भनेर रोहनले आयुषलाई अस्तिदेखि खोज्दै हिँडिरहेको थियो। त्यसैले सर खुरुक्क फाइल अगाडि बढाउनु, जहाँ जानुपर्छ हामी जान्छौँ, होइन आयुष?
11: हो, कुरा त्यही हो।
12: ए बिना प्रमाण फाइल अगाडि बढाउनु पाइन्छ? के छ, के छ मैले त्यस्तो केही गरेको प्रमाण?
10: छ प्रमाण, रोहनले आयुषलाई मात्र होइन अरू थुप्रै केटाहरूलाई यस्तो गराएको प्रमाण र साक्षी छन् मसँग, बोलाउनु पर्ने हो।
12: बोलाउन त, को आउँदो रहेछ यहाँ, को आएर के भन्ने रहेछ, म पनि हेर्छु।
14: बधाई छ है दाजु हजुर दुवैजनालाई, अझ सबैभन्दा बधाई त हाम्रै लजुलाई।
15: धन्यवाद अङ्कल।
14: टक्क लाएर अब भाइ बहिनीहरूलाई पनि आफू जस्तै सबै सामु ढक्कसँग बोल्ने खाले तगडा बनाउनु पर्छ है।
15: हस्, तर यिनीहरू दुवैजना मभन्दा कति धेरै बोल्छन्। कति
16: म त लाजु दिदी भन्दा राम्रो बोल्छु। सन्देश दादा पनि बोल्नुहुन्छ है?
17: नै नै म बोल्दिन, कसैसँग पनि बोल्दिन।
10: ल के भयो फेरि, किन नबोल्नु?
17: मैले चेयर्सी गर्न पाइनँ, म किन बोल्नु?
16: हामीले त गरिसक्यौँ है लजु दिदी।
14: ए टक्क लाएर चेयर्स गर्न पाइनँ भनेर पो ठुस्केको भाउजू, त्यो गिलासमा अलिकति ताजा जोस हालिदिनु न।
10: चिसो छ, खोकी लाग्ला नि फेरि, थोरै हालिदिनु न दिदी। ल ल ल, भयो भयो, यति भए पुग्छ।
17: पुरै भरिदिनु, त्यतिले पुग्दैन
10: बाबु।
14: सन्देश, मामुले भनेको कुरा मान्नु पर्छ नि। मामुले तिमीलाई धेरै चिसो खायो भने खोकी लाग्छ भनेर पो सम्झाएको त, मान्नुपर्छ है। ल ल जाऊ, उता गएर तिमीहरू खेल्दै खाँदै गर है। अनि लजु, तिमीलाई पहिले नै आफू वक्तृत्व कलामा जिल्ला टप्ने हुन्छ चाहिँ लागेको थियो त?
17: टपै हुन्छु भनेर त सोचेको थिइनँ अङ्कल, तर बाबाले जित हार भनेको हुँदै गर्छ। तिमीले कसैसँग नहिच्किजा आफूले बुझेको कुरा मजाले भन्नु भनेर मोटिभेट गराइरहनु हुन्थ्यो।
14: कस्तो गजब,
10: केही थपाउँ उसो बाबु?
14: पढ्दैन भाउजू, थप्न पऱ्यो भनिहाल्छु नि म।
10: ल ल, रमा केही थपौँ? अहिले छ दिदी, साँच्चै दिदी, लजुले बोलेको कुरा त टिकटकमा भाइरल भएको छ भन्ने सुनेको थिएँ नि मैले। अँ त नि रमा, खै देखाउनुहोस् त दिदी, पकाए त। ल यही हो, हेर त,
18: अल्बर्ट आइन्स्टाइन कक्षासम्म पढ्दै गर्दा एकपटक उनको बुवा आमालाई विद्यालयबाट पत्र आएछ, जसमा लेखिएको थियो, तिम्रो छोराले पढ्न सक्दैन, अरू विद्यार्थीसँग उसको स्तर नै मिल्दैन, त्यसैले भोलिदेखि विद्यालय नपठाउनु। पत्र पढेर आइन्स्टाइन कि आमाले उसलाई भन्नुभएछ, बाबु विद्यालयले भनेको तिम्रो पढाइको स्तर त अरू विद्यार्थी भन्दा निकै राम्रो छ अरे, तिम्रो विद्यालयले तिम्रो स्तरका विद्यार्थीहरूलाई अरूसँग राखेर पढाउनै सक्दैन रे, त्यही भएर तिमीले भोलिदेखि घरमै बसेर आफै पढ्नु है। आइन्स्टाइनले आफ्नै आमाको कुरा विश्वास गरेर घरमै बसेर अध्ययन गर्न थाले। तिनी आइन्स्टाइन पछि गएर भौतिक शास्त्रका महान वैज्ञानिक बनेर चिनिए। भन्न खोजेको कुरा के हो भने, हाम्रो अभिभावकले आफ्ना छोराछोरीको विशेष क्षमतालाई चिन्ने र हामीले पनि आफ्ना अभिभावकलाई सम्मान र विश्वास गर्ने हो भने जस्तो सुकै परिस्थितिमा पनि सफल हुन सक्छौ।
14: वाह, लजु त साँच्चै क्षमतावान छिन् है।
10: ती त कस्तो आत्मविश्वास,
19: कस्तो मिठो गरी बोलेको है।
14: छोरा छोरी सबैका विशेष हुन्छन्, हाम्रा कहाँ त्यस्ता हुन सक्छन् र दाई? मरे नै हुन सक्दैन। किन हुँदैन? कुनै बेलाको उत्सव र सन्देश अनि आजको उत्सव र सन्देशमा नै यति फरक आउन सक्छ भने
20: दाईले भन्न खोजेको?
14: अब मैले भन्न खोजे के भने, अब कसैले केही भने कि झडङ्ग भइहाल्ने, बिरालो गराउँदा समेत लात्ताले हानेर भुङ्रे खोला कटाइदिन्छु भन्ने मान्छे, अब छोराले जिद्दी गरेको कुरा समेत पचाउन सक्ने हुनु त चान्चुने कुरा हो र? त्यो त हो दाई, सायद दाईहरूको सङ्गतै पनि होला कि। अब कसैले कसैलाई बिगार्ने, सपार्ने, सुधार्ने भन्दा पनि आफूले महसुस गर्ने हो कि उत्सव। मैले पनि आफैले गरेका गल्तीहरूबाट सिकान हो, तिमीले पनि त्यही त गरे हो नि, होइन र?
19: दाईले तपाईँसँग कतिको सेयर गरेका छन् बस्तीपुरका कुरा, त्यो त थाहा छैन, तर उबेला त ओहो
14: है भाउजू।
19: अनि त उबेलाको जगतको व्यवहार हेर्ने हो र अहिलेको हेर्ने हो भने त आकाश जमिनकै फरक छ नि।
14: अब तपाईँहरूको आनी बानी र मेहनतले त लजुले पनि दिनका दिन राम्रो राम्रो काम गर्दै गइरहेकी छिन् नि दाई। लजुको त आफ्नो परिश्रमले पनि हो, अलि लगनशील पनि छिन्, फेरि उनले त गर्छु भनेपछि गरेरै छाड्नुपर्छ कि।
19: त्यो त हो नि, नत्र एक त मावि स्तरीय, त्यसमा पनि जिल्लामा फर्स्ट हुनु भनेको चान्चुने कुरा होइन नि दाई।
14: टक्कै लगाएर भाउजू ब्याङ्कको म्यानेजर, दाईमा लेखक, सामाजिक अभियन्ता अनि घरको बुढो पनि।
19: असल बुवा भन्नुपर्छ के हो बाबु।
14: हो छोरीहरू पनि उस्तै मायालु, कति अनुशासित, भाग्य हुनेले मात्र पाउँछ यस्ता छोरा छोरी त। यस्तो हो कि उत्सव, भाग्य भन्दा पनि परिवारप्रतिको आफ्नो लगाव, माया प्रेम र जिम्मेवारी इमानदारी पूर्वक पूरा गर्ने हो भने सबैको यस्तै हुन्छ। अब हामी सबैले चाहेको पनि यस्तै त हो नि, होइन र? त्यो त हो दाई,
20: सायद मैले पनि सुरुदेखि नै तपाईँहरूले चाहिँ सन्देशलाई ध्यान दिएर माया दिएर हुर्काएको भए आज तपाईँहरूले गरे जस्तो सेलिब्रेसन मैले नै पो गरेको हुन्थे कि।
19: ल तपाईँ त झन् दुखी हुन पो थाल्नुभयो त।
20: चिन्ता छ नि भाउजू, भित्रै गढेको चिन्ता हत्तपत्त त के जान्थ्यो र? म आफू त राम्रो गरौँला, तर मेरो छोराछोरीलाई पनि लजु जोयसीहरू जस्तै बनाउन सकौँला त।
21: नमस्ते, मेरो नाम सीता तामाङ हो, म काभ्रेबाट बोलेको हो। मलाई यो रोपे गुना फल नाटक एकदम मनपर्छ, माया नाटक नियमित सुन्ने गर्छु। यो नाटक किशोर किशोरी तथा अभिभावकका लागि सन्देशमूलक नाटक हो। माया नाटक आफू मात्र नभई आफ्नो परिवारका सबै सदस्यहरूको साथमा सुन्ने गर्छु। यो नाटक अलिक छोटो भएको छ, अलि लामो ल्याइदिनु भएमा अझै राम्रो हुन्थ्यो, धन्यवाद।
22: गत हप्ता सोधिएको प्रश्न थियो, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो मंगसिर 4 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुमबाट तृप्ति मगर, बैतडीबाट दिहांश महर, प्युठानबाट बालिका सुनार र दैलेखबाट शमशेर सिंह विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? प्रश्न पुनः एकपटक, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: कोभिड-19 विरुद्ध खोप लगाइसकेपछि कुनै साइड इफेक्ट हुन सक्छ?
1: कोभिड-19 को खोप लगाइसकेपछि अरु खोप लगाए जस्तै सुई लगाएको ठाउँमा हल्का सुन्निने वा सामान्य दुखाई हुन सक्छ।
0: खोप लगाइसकेपछि हल्का ज्वरो आउने, टाउको दुख्ने वा सामान्य थकाइको महसुस हुन सक्छ।
1: खोप लगाएको 24 घण्टा पछि वा केही दिनसम्म पनि सुई लगाएको ठाउँ रातो भयो, पोलियो वा अत्यन्त दुख्यो भने नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्दछ।
2: युनेस्को, विश्व स्वास्थ्य संगठन र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी सन्देश।

0: धारावाहिक रेडियो नाटक रोपे गुनाफल
1: अङ्क 66।
2: ओइ गौरी, यहाँ हेर त, यो कुर्ता कस्तो छ?
3: खै खै खै,
4: राम्रै रहेछ त।
2: आमाले हिजो किनेर ल्याइदिनु भएको।
4: रङ कस्तो मिठो, अहिले लाउनु लागेको?
2: आमाले अहिले लगा भन्नुभएको छ।
4: किन, कतै जान लागेको हो र?
2: होइन नि, ठिक हुन्छ कि हुन्न हेर्ने रे। यो ठिक भएन भने आमाले बेलुका असली दिदी कहाँ लगेर मिलाइदिनुहुन्छ अरे।
4: ए
2: ओइ, तँ त्यो सुरुवाल दे त।
4: ला, कुर्ता अलि लामो भएन भने
2: त ठिकै छ, आजकल लामै फेसन चलाएछ नि। ओइ गौरी, तल कोही मान्छे आए जस्तो छ, हेर त, डाङ्गी सर हो कि?
4: खै हे, डाङ्गी सर त होइन, खै तेरो ठुलो मामा जस्तो लाग्यो, अरूहरू चाहिँ म चिन्दिनँ है।
2: माइजू होला त्यसो भए।
4: होइन, केटा मान्छे छ नौ।
2: हो र, को आए त? खै म पनि चिन्दिनँ, मामाको साथी होला।
4: हाँसो त ठुलै छ त कुसुम।
5: कान्छी तयार भएको हो?
2: हजुर।
5: ओहो, कुर्ता त कस्तो सुहाएको छ कान्छीलाई।
2: आमा, यो कुर्ता बनाउनु पर्दैन होला है, यो यतिको लुज भयो हुन्छ मलाई।
5: ठिकै छ, मामासँग अरू को आउनु भयो आमा? यसो भेटघाट गर्न मामाको साथीहरू आएका छन्।
2: ए ओ, मेरो टी सर्ट दिन्छ गौरी, लुगा फेर्छु।
5: अरे, अहिले नै किन फेर्न पर्यो भने? एकछिन लगाइराख न, बरु अलिअलि क्रिम स्रिम पनि लगा।
2: क्रिम
5: लगा न, घर नयाँ मान्छे आएका छन्, भत्ताभुङ्ग भएर बस्दा राम्रो देखिन्छ त। देख्ने मान्छेले पनि प्रेम कुमारीको छोरी त ओहो कस्ती राम्री रहेछ भनौँ न।
2: आमा, गौरी त बसिराखै, म मामाले भेटेर आइहाल्छु।
5: कान्छी अहिले नजा त, एकछिन पक्न, अहिले एकछिन पछि जालिस्।
2: किन, म भेटेर आइहाल्छु कि।
5: छ्या, भन्या कुरा मान्न भने। गौरी, यसलाई अलिअलि मेकअप सेकअप गरिदेऊ त।
2: ए, गर्दिनँ म मेकअप सेकअप।
5: गर्न, अलिअलि पोतपात पारे भइहाल्यो नि।
2: ए आमा पनि, बेला नको बेला किन मेकअप गर्नु पर्यो?
5: तँ जानिन हो न, मामाहरू तल हेर्न आउनु भएको छ
2: के भन्नुहुन्छ आमा।
5: ल छिटो मेकअप गरेर बस है, म एकैछिन बोलाउँछु तलाई।
4: ओइ कुसुम, मामा हेर्न आएको भन्ने त तेरो बिहेको कुरा गर्न आएको हो कि क्या हो?
2: खै के हो यार, मलाई त केही थाहा छैन।
4: ओइ नतन्किन, झ्यालबाट लड्छस्। हेल, लड्दिनँ के कुसुम, साँच्ची 100% कन्फर्म तलाई बिहा गर्नलाई नै मान्छेहरू हेर्न आएको हुन्।
2: यो आमा पनि कस्तो।
4: ओइ कुसुम, केटा पनि तलै छ जस्तो छ।
2: भयो होस्। ओइ गौरी त खस्रिस झ्यालबाट, तन्कि भने सुन्दिनस्।
4: पक्न, केटा कसो रहेछ त हेर्न दे।
2: किन हेर्नु पर्यो नि, तिन आफूले हेर्न आएको जस्तो। ओइ गौरी,
4: ला कुसुम, तेरो बिहाको कुरा चलेको केटा त कस्तो पाएको उमेरको पो रहेछ त। बाबा आमाले त्यही बुढोसँग बिहा गर्नुपर्छ भन्यो नि, के गर्छस् कुसुम?
6: यसले फेरि किन फोन गरिरहेछ, कति सताउनु सक्यो यार।
7: विवेकजीलाई कसले फोन गरेर सताइरहेछ? मैले फोन नगरे नि फोन गर्ने त धेरै छन् है।
6: अरे सरला, कहाँबाट तिमी यहाँ?
7: किन, सरलालाई यहाँ प्रवेश निषेध लेखेको छ र?
6: सोच्दै नसोचेको मान्छेलाई देख्दा। औ यता बस, के मगाऊ?
7: खाँदैन, फोन गर्दा नि रिसिभ गर्नुहुन्न, कल ब्याक पनि गर्नुहुन्न। तपाईँ त
6: सरी यार, पछि अलि व्यस्त भएर हो।
7: केमा व्यस्त हो र, त्यही फोन गर्नमै त होला, मलाई थाहै नदी नयाँ नम्बर राख्नु भएको रहेछ।
6: त्यस्तो होइन के, अझ त्यो बाउको ठेक्काको काममा सघाइरहेको छु, त्यसैले व्यस्त भएको बेला फोन गरेपछि न उठाउन पाइन्छ न कल ब्याक गर्न पाइन्छ।
7: कुरा मिलाउन त खुब जान्नु भएको छ के तपाईँले।
6: प्रमिस यार, विश्वास गर न, बस न, के मगाऊ भन। मैले त बोतलको मगाएको छु कि बोतलकै खाने हो दुईजना?
7: मलाई केही खानु मन छैन।
6: रिसाएको र?
7: छैन, रिसाएर के पाइन्छ र?
6: उसो भए आई लभ यु भन्देऊ नि त, म लभ यु टु भनौँला।
7: चुप लाग्नु, मुखैले लभ यु भनेर हुने माया नत्र नहुने हुन्छ र? मैले तपाईँको मायालाई यहाँ मुटुमा सजाएर राखेको छु।
6: खै कहाँ रहेछ हेर?
7: उता जानु, त्यो हात यता नल्याउनु, तपाईँको यो बानी कहिल्यै नसुध्रिने भयो।
6: मेरो माया मुटुमा कसरी सजाएको रहेछ भनेर हेर्न खोजा के? खै देखाऊ त।
7: नजिस्किनु है विवेक बाबु, जहिले जिस्किनु भएको हुन्छ, मलाई मन पर्दैन तपाईँ यस्तो गरेको।
6: ल ल, अब जिस्किन्न, तर तिमीले एउटा कुरा नडाँटी भन त
7: के
6: म यहाँ छु भन्ने कुरा चाहिँ तिमीलाई कसरी थाहा भयो
7: मसँग पनि मान्छे छन् तपाईँ कहाँ जानुहुन्छ के गर्नुहुन्छ सब पत्ता लगाउँछन् बुझ्नुभयो
6: को छ र त्यस्तो
7: छ नि बाहिर पनि छन् घरमा पनि छन्
6: भनेपछि किसनले थाहा दिएको रहेछ होइन मान्छे त ठिकै हो तिम्रो भाइ तर त्यसले एउटा काम चाहिँ साह्रै गल्ती गर्यो त्यसले हाम्रो बारेमा बुवासँग चाहिँ नभन्नु पर्ने थियो क्या
7: त्यो कुराले त झन् सहयोग गरेका छ उसकै कुराले त सबैतिर हाम्रो बिहेको लागि राम्रो माहौल भएको छ नि
6: आजै माहौल बनेर के गर्नु अहिले बिहे गरेर के गर्ने ल भन त तिमी आफै अब कलेजको पढाइ नै बाँकी छ पछि पढाइ सबै सकेर जागिर खानु पर्यो अनि बिहे भन्ने कुरामा नि हतार गरेर हुन्छ त तिमी आफै भन न
7: खै मैले के भनौ घरमा बिहेको कुरा अगाडि गइसक्यो
6: कुरा भन्या जता लग्यो त्यति जान्छ हेर मिलाऊ न घरमा तिमी पनि अहिले मलाई बिहे नै गर्नु छैन भन्देऊ कुरा सक्यो त
7: तर उहाँले
6: तिमी तिम्रो बुवालाई मिलाऊ म मेरो बुवालाई सम्झाउँछु त्यसो गरे भएन
7: तपाईँको बुवाले त मान्नुहोला मेरो बुवाहरूले भनेपछि भन्यो भन्यो मनाउने कुनै सम्भवै छैन
6: के गर्ने त अब
7: के गर्नु भन्नु नि अब अलि पछि गरे नि अहिले गरे नि आखिर बिहे गर्ने नै हो त्यही भएर
6: कस्तो कुरै बुझ्दैन यार तिमी मलाई अहिले बिहे नै गर्नु छैन के बुझ न कुरा
7: सबै बुझेको छु मैले पहिला एकपटक आफूलाई छोरी मान्छे सम्झेर हेर्नु अनि बल्ल भन्नु बिहेको कुरा चलिसकेपछि छोरीलाई कति गाह्रो हुन्छ तपाईँलाई के थाहा
6: अब त्यस्तो बिहे नै नगरी नहुने भए तिमी गर न त बिहे म तिम्रो यादमै जीवन बिताइदिउँला
7: भनेपछि छिटो बिहे गरेर गए हुन्थ्यो भन्ने भारे छ होइन
6: त्यस्तो होइन के सरला तिमी फेरि कुरा घुमाउन थाल्यौ तिमीसँग टाढा हुन मन होला त मलाई
7: मैले तपाईँलाई राम्ररी चिनिसकेँ नसुनु मलाई
6: तैँले मलाई गालामै हानेको
7: मैले उहिले हिर्काउनु पर्ने किशनले भन्दा पनि मैले उसको कुरै सुनिन तिम्रो विश्वास गरे मलाई अरू केटी जस्तो सोचेर युज गर्न खोजेको हेर्दै जाऊ म कस्तो केटी हो र के गर्न सक्छु भनेर
3: सौगात तिमीलाई गाह्रो भएको हो भाइ बचाउन नसक्नेले स्वाट स्वाट पार्नु हुन्थेन नि त
8: दाइहरू लागेर वाक्या हो त गिलासमा हालेको रक्सी हेर्दै नआएरी स्वाट पारेको त कतिखेर माखु डुबेर
3: अनि टक्क लाएर निल्यौ
8: त्यही भएर त वाक आयो नि
3: भनेपछि दारूसँग खाने दर सितन छ सौगातले
8: दाईको बिहेमा भाइलाई माखोको सितनसित दारू खुवाउने त हो नि होइन
3: ए ल्याङ हान्न थाल्यो यार यसले फेरि लौ त केटा हो म जान्छु अब घरतिर सौगात त आज उत्सवकोमै बसस् नि है मेरोमा पाहुना पनि धेरै छन् तँलाई यतै ठिक होला
8: भइहाल्छ नि एकमन दाई उत्सव दाईसँग खासै गफ पनि हुनु भएको छैन
9: साँच्ची भोलि तिमीहरू कतिखेर जाने नि दुरान फर्काउन
3: समय त लाग्ला नि यार दिउँसोतिरै होला
9: अनि बस्न त एकछिन उसो भए के हात दिइरहेछ
3: अब हिजो बिहे भएको छ आजदेखि बेसरी धोकेर अबेर राति घर जान पनि त भएन नि स्याडु
9: अनि तँलाई कसले खा भनेछ त नखा एकछिन बस अनि जालास
4: आ जान्छु भने मान्छेलाई किन रोकिराखेको होला यो उत्सव बाबुले पनि
9: टक्क लाएर दोस्तहरूको कुरामा बिचमा नगुस न भाउजू
3: पहिला आफैले घर व्यवहार के हो भनेर सिकाउँछ अनि फेरि अहिले आफैले भुलाउन पनि खोज्छ
8: घर व्यवहार धानेर पनि रमाइलो गर्न त मिल्छ होला नि हो एकमन दाई
9: त्यही भनेको मैले मलाई हेराउ न बालबच्चा स्याहार्नेदेखि घर परिवारको झमेला कुखुरादेखि धावासम्मको लफडा
3: अरूका लागि गरेको होस् रे यार
9: सुन्न अनि पैसाको तनाव उस्तै उबेलाको मोजमस्ती र अहिलेको खुम्चीको जिन्दगी तर पनि चलाएकै छु त
3: साले अस्तिसम्म आजै बिहे गर भोलि बिहे गर भनेर त्याइस अहिले बिहे अघिकै जीवन ठिक थियो यस्तो कुरा गर्छ भाइ मलाई भड्खालमा हाले आऊ तैँले
8: त्यस्तो पनि होइन
9: मैले बिहे गरेर दुई दुईवटा छोराछोरी पनि भइसके तर तैँले भेटौँ भनेदेखि मैले कहिले नै भनेको छु र टक्क लाएर फरक भयो कि भएन आफै छुट्या त
3: म पनि नौली गाईलाई नौपुला घाँस त खुवाउनै पर्यो भनेर मात्रै हो हेर, हुन त तँभन्दा मनमौजी प्राणी हो म, बुझिस्?
9: ए अँ बिर्सिस् तैले, कुरो छिन्न जाँदा मामा ससुराले के भनेका थिए मलाई?
3: के भनेका थिए रे?
9: छोरी टाठी छे, उसको जाहिरी खाने ठुलो रहर छ, पाएसम्म खोजिदिनु पनि भनेका छन्, नबुलेस् नि फेरि।
3: बैकिनीले घरघरि खाना छोडेर किन गर्नु पर्यो जागिर? त नरिसा है, मलाई त भाउजूले पनि बालबच्चा छोडेर अहिले जागिरमा कुद्या मन परेको छैन।
9: के गर्ने त अनि, उसको पुरानै रहर हो जागिर खाने?
3: सबै रहर पुरा हुन्नन् के? त्यसमाथि त्यो जगतैले जागिर लगाइदिएको रे होइन?
9: हो किन?
8: श्रीमतीका कुरा त अहिले नगरिने हुने।
9: चुप लाग न एकछिन।
8: भइगयो नि त, नबोलिदिउँला।
9: भन त, जगतले लगाइदिएकोमा के खराबी छ र?
3: त्यो जगतको विगत खासै राम्रो रहेन रहेछ नि, मैले घुरो घुरो सुने। पहिला पनि धेरै केटी मान्छेसँग लफडाले स्वास्नीसँग धन्नै पार पा चुके भएको रे।
9: होइन, के भन्छ, कसरी थाहा पाइस् तैँले?
3: थाहा पाइहालिन्छ नि, हाम्रा नि मान्छे छ नि यार।
9: मलाई नै लाग्न चाहिँ अलिअलि कस्तो कस्तो त लागेको हो। यदि तैँले भनेको कुरा साँच्चै हो भने त निगरानी गरिरहनु पर्ने भयो त।
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
1: गत हप्ता सोधेको प्रश्न थियो, तपाई नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ। यसमा तपाईहरूले कुसुम, आयुष, निमकली, उत्सव, हरीश, सन्देश आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रसाद मार्फत भक्तपुरबाट ऋतु मोक्तान, हुम्लाबाट सन्तोष शेर्पा, दैलेखबाट निमिषा थापा र कैलालीबाट विक्रम कठरिया विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, नाटकमा सरलाले कसलाई झापड हानिन्? प्रश्न फेरि एकपटक, नाटकमा सरलाले कसलाई झापड हानिन्?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषयमा, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज पनि हामी मंगसिर चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा कुरा गर्दैछौ। आजको नेपाल चौतारीमा चुनावका बेलामा जुन राजनीतिक दलहरूले निकाल्नुभएका चाहिँ घोषणापत्रहरूको बारेमा केन्द्रित भएर हामी छलफल गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्नो विचारहरू लेख्न सक्नुहुन्छ।
1: कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको विषयमा छलफल गर्नको लागि आज मसँग राजनीतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ। मुमाराम खनालज्यू, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
3: धन्यवाद। धन्यवाद आनन्दजी।
1: हजुर, आराम हुनुहुन्छ?
3: एकदम ठिक छु।
1: हजुर, अब चुनावकै कुराकानी गरिरहेका छौँ हामी आज, विशेष गरी आज चाहिँ अब यो राजनीतिक दलहरूको घोषणा पत्रको बारेमा कुराकानी गरिरहेका छौँ, समीक्षा गरौँ त भनेर आजको कार्यक्रमलाई त्यसरी तय गरिएको छ। अब निर्वाचन आउन 20 दिन बाँकी छ। मुख्य दलहरूले आफ्ना घोषणा पत्र, प्रतिबद्धता पत्र, संकल्प पत्र आदि नाममा चाहिँ सार्वजनिक गरिसकेका छन्। अब यो घोषणा पत्रको कुरा गर्नुपर्दाखेरि चाहिँ अब विगतदेखि हामीले सुन्दै देख्दै पढ्दै आएका पनि छौँ, होइन? यो घोषणा पत्र चाहिँ खास चुनावका बेलामा अलिकति यो ठुल्ठुला आश्वासन राखिएका, कतिपयले त यसलाई चाहिँ अब मतदाता झुक्याउने हावादारी बाचा पनि भनेर भनिएको पनि मैले पढेँ, त्यस्तो भन्ने गरिन्छ कि घोषणा पत्र त्यस्तै हो त? यहाँबाट सुरु गरौँ आजको छलफल।
3: घोषणापत्र वास्तवमा चाहिँ धेरै औपचारिक छन्। राजनीतिक दलहरूले घोषणापत्र यति लामा लेख्छन्, त्यो उनीहरूको चाहिँ पहिलेदेखिको एउटा ट्रेन कस्तो छ भने त्यो एउटा परम्परा जस्तै बनिसकेका छ। चुनावको चाहिँ केही दिन अगाडि उनीहरूका आफ्ना चाहिँ दर्शन विचार भनेर जुन भन्छन् त्यो दर्शन विचारदेखि लिएर आफूले गरेका कामहरूको एकदमै लामो समीक्षा र त्यो समीक्षाबाट आफूलाई नै सही प्रमाणित गरेर अनि जुन गर्नुपर्ने कुरा हो, खास गर्नुपर्ने कुरा चाहिँ अन्तिममा गएर असाध्यै थोरैमा लेख्छन्। यो चाहिँ घोषणा पत्र लेख्ने यस्तो परम्परालाई अलिकति अहिले आएका नयाँ दलहरूले अलिकति राप्रपाको पनि बुलेट पोइन्टमा छ। तर मैले अरू दलहरूको चाहिँ घोषणा पत्र हेर्दाखेरि त्यो परम्परालाई चाहिँ उनीहरूले कायमै राखेको देखिन्छ, जसले गर्दा असाध्यै झर्क लाग्दो र खास कुराहरू कहाँ छ त भनेर त्यो खोज्न पनि गाह्रो। नेपाली कङ्ग्रेसको पनि मैले हेर्दाखेरि त्यो 50-52 पेजको छ, त्यस्तै नेकपा माओवादी केन्द्रको पनि एकदमै लामो छ, अनि त्यस्तै चाहिँ समाजवादीको पनि लामो छ। अनि यसरी अलि लामो घोषणा पत्रहरूमा चाहिँ उनीहरूका विगतका समीक्षाहरू धेरै र गर्नुपर्ने कामहरू जो असाध्यै थोरै बुलेट पोइन्टमा लेख्दाखेरि हुन्थ्यो 1-2 पेजमा, ती कुराहरू चाहिँ कता कता घुसेको भएर अनि मान्छेहरूले चाहिँ केही नयाँ लेखेको भए पनि थाहा नपाउने अथवा त्यसलाई चाहिँ नजरअन्दाज गर्ने चाहिँ त्यो कर्मकाण्डी र औपचारिकता मात्रै यो घोषणा पत्रहरूमा चाहिँ अभिव्यक्त भएको हुनाले मलाई पनि त्यस्तो लाग्छ, असाध्यै झर्को लाग्दा भाषणहरूको एउटा पुलिन्दा मात्रै बनाउने त्यो परम्परालाई दलहरूले तोडे हुन्थ्यो, तर अहिलेसम्म त्यो कामै राखेको देखियो आजको दिनसम्म पनि।
1: यो चुनावको यो घोषणा पत्र बनाउने चाहिँ यो राजनीतिक दलहरू बीचको प्रतिस्पर्धा मात्रै जस्तो पनि देखिन्छ कहिलेकाहीँ चाहिँ। अब यो चाहिँ पाठकले अथवा मतदातासम्म यो पुग्छ पुग्दैन, मतदाताले पढ्छन् पढ्दैनन् भन्ने कुराको पनि समीक्षा हुन आवश्यक होला जस्तो लाग्छ। अलिक बढी चाहिँ यो कसको कति राम्रो, कसको यो अगाडिको फ्रन्ट पेज अति राम्रो, अलिक बढी प्रतिस्पर्धा जस्तो देखिन्छ। यो प्रतिस्पर्धा मात्रै सीमित छ, यो पढ्छन् त वास्तविक मतदाताहरूले अथवा सर्वसाधारणले पढ्न पाउँछन्?
3: वास्तवमा यसको स्वतन्त्र र विश्वसनीय संस्थाबाट त्यति यो अन्वेषण चाहिँ भएको छैन, एउटा खालको सर्वेक्षण यसमा चाहिने हो, होइन? त्यस्तो कुनै संस्थाले गरून् भन्ने पनि म यही तपाईँकै कार्यक्रमबाट, यो लोकप्रिय कार्यक्रमबाट त्यो आह्वान पनि गरेँ। यसभन्दा अगाडि सायद मलाई लाग्छ संविधान सभाको दोस्रो निर्वाचन ताका एउटा चाहिँ कुनै संस्थाले गरेको थियो, त्यो आफैमा त्यो संस्था र त्यसले गरेको सर्वेक्षण कति विश्वसनीय छ भन्ने चाहिँ त मलाई त्यति जानकारी छैन, मैले अहिले बिर्सि पनि सकेँ। तर उसले चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा के गरेको थियो भने राजनीतिक दलका आधारमा, राजनीतिक दलले जसलाई भन्छ त्यसलाई चाहिँ 80% चाहिँ करिब करिब मतदाताहरूले दलकै आधारमा चाहिँ भोट हाल्ने हामीहरूको परम्परा छ भन्यो। त्यो अहिले यो 72 सालमा नयाँ संविधान आएपछि त्यसमा थोरै परिवर्तन चाहिँ देखिएको छ, त्यो त्यो दललाई मतदान गर्ने अथवा चाहिँ अन्य दलहरू जो चाहिँ स्वतन्त्र अथवा नयाँ दलहरूलाई पनि अलिकति खुकुलो मतदाता भएको सहरी क्षेत्रमा चाहिँ मतदान गर्ने एउटा खालको परम्परा चाहिँ त्यो काठमाडौँले पनि देखायो, काठमाडौँ बाहिर पनि त्यस्ता केही उदाहरणहरू भए, धरान लगायत केहीमा स्थानीय निर्वाचनमा त्यसको प्रभावले होला अहिले पनि धेरै ठुलो संख्यामा स्वतन्त्र र नयाँ दलहरूबाट काफी मात्रामा उम्मेद्वारहरू उठिरहेका छन्। यसको मतलब अलिकति नेपालको चाहिँ भोटिङ प्याटर्नमा थोरै चाहिँ परिवर्तन आएको भन्ने चाहिँ देखिन्छ। र उसले चाहिँ अन्य घोषणा पत्र पढेर चाहिँ 10-15% मान्छे मात्रै त्यसबाट प्रभावित हुन्छन् र त्यो भोटमै त्यो कति रूपान्तरण हुन्छ भन्ने कुरा चाहिँ धेरै कठिन छ भन्ने चाहिँ गरेका थियो एउटा सर्वेक्षण, होइन अहिले मैले बिर्सि पनि छ कि धेरै पहिला हो। तर मलाई के लाग्छ भने त्यो धेरै हदसम्म त्यति बेला पनि सही थियो र त्यसको प्रतिशतमा 5-10% यताउता भयो होला, तर त्यो खालको चाहिँ सर्वेक्षणमा एउटा एउटा खालको सत्यता छ भन्ने मैले अहिले पनि ठान्छु, किनकि त्यो राजनीतिक दलहरूका घोषणा पत्रहरू असाध्यै औपचारिक रूपमा उनीहरूले थोरै निकाल्छन् र त्यसलाई चाहिँ बाँड्छन्, त्यो एउटा औपचारिक चाहिँ कर्मकाण्ड रूपमा भनेर मैले किन भनेको भने त्यो चाहिँ काठमाडौँमा हल्लाखल्ला गर्न, मिडियामा हल्लाखल्ला गर्न त्यसले काम गरिरहेको हुन्छ र त्यसले चाहिँ केही राजनीतिक दलहरूले जस्तै माओवादी केन्द्रले अहिले शासकीय स्वरूपको कुरा उठाएछ, त्यस्तै राप्रपाले पनि शासकीय स्वरूपको कुरा उठाएछ, शासकीय स्वरूपमा चाहिँ परिवर्तनको कुरा उठाएछ, यस्ता कुराले अलिकति मतदातालाई छुन्छ पनि, किनकि हाम्रो अस्थिर राजनीतिले गर्दा यदि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री अथवा राप्रपाले भने जस्तै राज संस्थाको पुनर्बहाली गरेर राष्ट्रपतिको ठाउँमा राजालाई राखेर अनि प्रत्यक्ष प्रधानमन्त्री जस्ता कुराहरू के हुन्छन् भने उनीहरूका राजनीतिक दलहरूको लागि अथवा चाहिँ बाहिर पनि यो यो शासकीय स्वरूपमा उठेका कुराहरू हुन्। यस्ता कुराहरूमा अलिकति जो नेपाली समाज चाहिँ यस संघीयता अथवा प्रदेश सरकारका कुरा यस्ता कुराहरूमा अलिकति विवादित पनि छ सामाजिक चाहिँ तहमा, अनि यस्ता मुद्दाहरूमा चाहिँ अलिकति राजनीतिक दलहरूले यस्तो यस्तो अडान लिएका छन् जो चाहिँ ठिक छ अथवा बेठिक छ भनेर केही चर्चाहरू हुन्छन् जो असाध्यै ध्रुवीकृत मुद्दाहरू हुन्छन् होइन। त्यस बाहेकका मुद्दाहरूमा चाहिँ सबैले चाहिँ एउटा कुरा चाहिँ अलिकति जोड दिएको कुरा के छ भने खास गरेर स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, सामाजिक सुरक्षाको क्षेत्रमा अनि रोजगारी र चाहिँ समृद्धिको कुराहरू सबैले नै लेखेका छन् एक प्रकारले, तर यी मुद्दाहरू चाहिँ सधैँ समाजमा छन् पनि, तर यी मुद्दाहरूलाई चाहिँ ठोस रूपमा अझ 20 लाख मान्छेहरूलाई माओवादी केन्द्रले त रोजगारी प्राधिकरणकै कुरा उठाएको छ होइन, भन्दाखेरि 20 लाख मान्छेहरू जो कि अहिलेको श्रम बजारमा 5 लाख मान्छेहरू श्रम बजारमा आउँछ प्रति वर्ष नेपालमा, भनेपछि 5 वर्षको लागि चाहिँ उसले भन्यो भने पनि 20 लाख मान्छेहरूलाई चाहिँ उसले 5 वर्षभित्रमा रोजगारी सिर्जना गर्नका लागि रोजगारी बुढै बनाउने कुरा गर्छ, विदेशबाट आउनेलाई हामीले कति कठिन छ, यहाँ समाजवादीले 10 लाख चाहिँ ऋण चाहिँ चाहिँ सहुलियतमा चाहिँ उपलब्ध गराउने कुरा गरेको छ होइन, उसले कमाएर तिर्ने गरेर भन्दा राजनीतिक दलहरूले खपतका लागि त्यो राजनीतिक खपतका लागि जे कुराहरू गर्छन् ती कुराहरू गर्नका लागि हाम्रो चाहिँ अर्थ राजनीतिक अवस्था कस्तो छ भनेर त्यसले सपोर्ट गर्छ कि गर्दैन भनेर तथ्यहरू केही पनि दिँदैन होइन, त्यो तथ्यहरू नदिएपछि के हुन्छ भने ती कुराहरू हावादारी लाग्छन् नागरिकलाई र उनीहरूले चाहिँ त्यो तथ्यमा टेकेर यो आएको छैन भन्ने कुरा यसभन्दा अगाडिका घोषणा पत्रहरू जस्तै नै होला भनेर धेरै जसोले नपढिकन त्यो फालिदिन्छन्, किनकि त्यो कपी पेस्ट जस्तै पनि छ, उस्तै उही परम्परालाई उस्तै तरिकाले लेखेको छ र त्यो धेरै कथाहरू चाहिँ गुनिएको छ र हिजो आज चाहिँ गठबन्धन किन हुनु पर्यो भन्ने पुष्टि गर्नलाई नै धेरै शब्दहरू खर्च गर्नुपर्ने होइन राजनीतिक पार्टीहरूलाई, अनि त्यो गठबन्धनले चाहिँ फेरि स्थिर सरकार बनाउँछ भनेर चाहिँ दावी गर्नुपर्ने जो कि एउटै पार्टीको झन्डै 2/3 सरकार पनि आफै चाहिँ आफ्नै पार्टीभित्रको अन्तर्द्वन्द्वले यहाँ त्यो स्थिरता प्रदानै गर्दैन होइन, हिजो चाहिँ एउटै पार्टीको 6 चाहिँ हामीले प्रादेशिक सरकार र एउटा चाहिँ सङ्घीय सरकार बनाउँदाखेरि पनि स्थिरता दिन सकेनौँ, भन्दाखेरि त हामी कहाँ त पार्टीहरू चाहिँ गठबन्धन बनाए पनि समस्या, एउटै पार्टीलाई चाहिँ अत्यधिक बहुमत दिए पनि समस्या, यी समस्याहरू किन आए भनेर मसिनरी उनीहरूको आफ्नो चाहिँ समीक्षा चाहिँ पार्टीभित्र छैन,
1: यो जस्तो
3: यो घोषणा मात्रै छ
1: हजुर, यो
3: हामीलाई त्यति धेरै ठुलो सरकार हुँदैन
1: हजुर, यो घोषणा पत्रकै कुरा गरिरहँदाखेरि चाहिँ जस्तो अघि यहाँले पनि भन्नुभयो अब यो अलिकति बढी हावादारी भनेर मान्छेले भन्छन् भनेर पनि कुरा गर्नुभयो। यो घोषणा पत्र बनाउँदाखेरि जसरी राखिन्छ नि त्यो चाहिँ त्यसमा अलिकति रिसर्च हुन्छ, त्यसको लागि पूर्व तयारी हुन्छ, त्यसको लागि केही गृह कार्य भएर चाहिँ त्यसमा लेखिन्छ कि अब यहाँले भन्नुभएको जस्तो यो प्राय त अब हामीले सुन्छौँ यो एकदमै पटक पटक सुन्ने गरेको चाहिँ कपी पेस्ट गरिन्छ, अब यो हतार हुन्छ कि अथवा यसको बारेमा खासै ज्ञान हुँदैन कि अथवा त्यो ज्ञानमा चाहिँ सीमितता भएर त्यस्तो हुन्छ कि खास यो किन यो सधैँ एकै खालको गोलमोटल, अनि कतिपय चाहिँ यस्तो पनि हुन्छ कि शब्दावलीहरू शब्दहरू चाहिँ बुझ्दै बुझिँदैन भन्न खोजेका के हो यो सीमित जसले बुझ्छ उसले लेख्छ तर जसले पढ्नुपर्ने हो उसले त बुझ्दै बुझ्दैन यस्तो किन हुन्छ?
3: यो के हुन्छ भने यो राजनीतिक घोषणा पत्रहरू बनाउँदाखेरि खास गरेर दुई तहका मान्छेहरूबाट बनाउनु पर्ने हुन्छ होइन, एउटा चाहिँ प्राविधिक तह हुन्छ जो चाहिँ केही अब विद्युतको कुरा गर्दा त्यसप्रति जानेको ज्ञान भएको विज्ञको चाहिँ आवश्यकता पर्छ, पर्यावरणको कुरा गरौँला हाम्रो पर्यावरण र विकासलाई कसरी जोड्ने भन्ने कुरा होला, हाम्रो शिक्षालाई चाहिँ हामीले कस्तो बनाउने भन्ने कुराहरू होला, स्वास्थ्यको कुराहरू होला, त्यो एउटा चाहिँ प्राविधिकले गर्नुपर्ने तथ्यगत कुरा आउँछ भने एउटा चाहिँ राजनीतिक दिशाको कुरा आउँछ। राजनीतिक दिशाको कुरा आउँदा हाम्रा राजनीतिज्ञहरू कस्ता छन् भन्नुहुन्छ भने त्यो राजनीतिक दिशा प्रदान गर्न पनि सक्दैनन्, अब त्यो विज्ञ त राजनीतिज्ञहरू हुने कुरा पनि भएन, उनीहरू चाहिँ कुनै कुनै अपवासहरू होलान् तर धेरै जसो राजनीतिमा त्यस्तो मान्छेको अपेक्षा पनि गरिएको हुँदैन, ऊ जनतासँग जोडिएको हुन्छ। तर हाम्रा चाहिँ राजनीतिज्ञहरूले के गर्छन् भने ल घोषणा पत्र बनाउनु पर्यो भनेपछि पार्टीभित्र रहेका बुद्धिजीवीहरूलाई त्यो जिम्मा दिन्छ, वामपन्थीहरूको पनि एउटा बुद्धिजीवी छ जो परोक्ष पार्टीप्रति परोक्ष सम्बन्ध राख्छ। अब यता नेपाली कङ्ग्रेसकै कुरा गर्ने भने पनि विज्ञहरू चाहिँ उनीहरूका चाहिँ विज्ञहरू धेरै छन् बुद्धिजीवीहरू पनि धेरै छन् तर त्यो पार्टीसँगको कनेक्सन पार्टीको डिरेक्सनको चाहिँ तहमा हेर्ने हो भने त्यसको कनेक्सन टुटेको देखिन्छ त्यहाँ पनि। भन्दाखेरि नेपाली कङ्ग्रेस केही हदसम्म चाहिँ मलाई के लाग्छ भने उसको पार्टीको चरित्रले गर्दाखेरि वामपन्थीहरूको जस्तो धेरै लफाजी चाहिँ हुँदैन र उनीहरूले चाहिँ अलिकति आफूले गर्न सक्ने कुराहरू अलि बढी लेख्न चाहिँ खोज्छन्। तैपनि उनीहरूका चाहिँ घोषणा पत्रहरू पनि के हुन्छन् भने त्यो राजनीतिक नेतृत्व र राजनीतिक दिशाबाट चुडिएको एउटा चाहिँ चुडिएको चङ्गा जस्तो देखिन्छ होइन, त्यो अलिकति माथि टप टपमा चाहिँ त्यो घोषणा पत्र बन्ने त्यसले चाहिँ राजनीतिक आधार चाहिँ नभेट्याउने त्यो खालको हुन्छ। अब वामपन्थीहरूको हेर्नुहुन्छ भने तपाईँले भने जस्तो उनीहरूका केही जार्गनहरू यस्ता छन् त्यही पार्टीका भित्रकाले मात्रै बुझ्छन् अरू कसैले पनि बुझ्दैन, एकदम धेरै चाहिँ त्यो वामपन्थी जार्गनहरूले चाहिँ भरिएको घोषणा पत्र हुन्छ उनीहरूको र उनीहरू चाहिँ के गर्छन् भने बढी चाहिँ विगतको समीक्षामा उनीहरूका धेरै समय खर्चिएको हुन्छ। अहिले अहिले अहिलेको कुरा गर्दाखेरि चाहिँ असाध्यै आजको कुरा गर्दैनन् कि त भविष्यको असाध्यै ठुलो समाजवादमा पुगेपछि सबै समाधान हुन्छ भन्ने कुरा छ, या चाहिँ विगतको चाहिँ समीक्षा मात्रै छ अनि वर्तमानको के छ त भन्दा केही पनि छैन, अनि मान्छे त वर्तमानमा बाँच्छ त्यसमा आज हामीले गर्न सक्ने कुराहरूलाई टेकेर मात्रै भविष्यको चाहिँ रणनीति तयार गर्नुपर्ने हो। तर वामपन्थीहरूको तपाईँ धेरै हेर्नुभयो भने भविष्य असाध्यै सुन्दर छ, हिजो चाहिँ हामी चाहिँ यसो यस्तो हुनाले गल्ती भएको हामी सही थियौँ अरू गलत थिए र आज चाहिँ आजका समस्याहरू के छन् त भन्दा उनीहरूले छुन्नन् आज किनभने आज उनीहरूको राम्रो छैन होइन, आजका कुरा गर्न उनीहरूलाई घाटा छ, त्यसमा वामपन्थीहरूको एउटा त्यो खालको चाहिँ परम्परा रहिआएको हुनाले उनीहरूका भविष्यमा चाहिँ यति गर्ने यो गर्ने भन्ने तथ्यहीन कुराहरू आजको सत्यतामा नटेकिकन बढी घोषणा पत्रहरू लेखिएका छन् र केही नयाँ दलहरूले पनि घोषणा पत्र ल्याएका छन्। मैले अपेक्षाकृत हेर्दा बरु नयाँ दलहरूले के भने धेरै कुराहरू चाहिँ आजका कुरा गरेका छन्।
1: हजुर यो खाने पानीको समस्या यो घोषणापत्रमा अहिलेका घोषणापत्रहरूमा के छन् यहाँले अध्ययन पनि गर्नुभयो होला, अहिले हामी त्यसमा चर्चा पनि गर्छौँ। हामीसँग केही सहभागीहरू टेलिफोनमा आइसक्नु भएको छ, उहाँहरूका प्रश्न विचार लिउँ त्यसपछि अनि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिन्छौँ। उषा ढुङ्गाना हुनुहुन्छ अछामबाट, उषाजी कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
4: हजुर नमस्कार अनि
1: अतिथिजीलाई
4: पनि
1: नमस्कार। हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
4: हजुर मेरो प्रश्न त यस प्रकार छ, विभिन्न राजनीतिक दलका घोषणा पत्र वा प्रतिबद्धता पत्रमा के कस्ता पक्षहरू उल्लेख भएका हुन्छन् र बहुदलीय व्यवस्था प्राप्तिमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्छ?
1: हस् धन्यवाद उषा ढुङ्गाना अछामबाट। त्यसै गरी तिलक अधिकारी हुनुहुन्छ चितवनबाट, तिलकजी कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
5: हजुर नमस्कार पनि नमस्कार मेरो,
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् तिलकजी।
5: प्रश्न के छ भने अब हरेक पार्टीको आफ्नो घोषणा पत्र हुन्छ, त्यो घोषणा पत्रमा जति पनि लेखेका कुराहरू पढ्दा अथवा सुन्दा कतिपय मान्छेहरू हाँस्छन्, त्यो हाँस्नुको कारण के हो र घोषणा पत्रमा खास कस्ता कस्ता कुराहरू लेख्नुपर्ने हो, घोषणा पत्रमा आवश्यकता भन्दा किन अनावश्यकता कुराहरू लेखिन्छ र त्यसलाई त्यो घोषणा पत्रमा लेखिएका कुराहरूलाई भोलि गएर उनीहरूले सही तरिकाले काम गर्न सकेनन् भने त्यस तिनलाई सजाय दिने व्यक्ति को हुन्छ, यसको बारेमा प्रश्न पारिदिनुहोस्।
1: हस्, धन्यवाद तिलकजी। तिलक अधिकारी चितवनबाट हुनुहुन्थ्यो। त्यसै गरी कृष्ण भट्ट हुनुहुन्छ बैतडीबाट। कृष्णजी, यहाँलाई नेपाल चौतारीमा स्वागत छ।
6: हस्, धन्यवाद। मेरो प्रश्न भन्दाखेरिमा जस्तै अब यो बहुदलीय व्यवस्था भन्छन् अहिले त होइन, घोषणा पत्र सबैले जारी गर्छन् होइन, अब यो अनावश्यक प्रतिबद्धता अनि त्यो दोहोऱ्याइ र त्यो राखिरहने होइन, वर्षको वर्ष त्यही नै अब पुरा नगर्ने होइन, अझ त्यहीलाई थपेर अनि बढाएर राख्ने होइन, यो लामो लामो बनाउने होइन, जुन आवश्यकता पर्ने त्यो चिजलाई नराखेर जस्तै अब शिक्षा स्वास्थ्यलाई रोजगारीलाई मात्र हुन्छ, त्योभन्दा अरू आवश्यकता हुन्छ कि हुँदैन त्यो बारे प्रश्न पारिदिनुहुन अनुरोध गर्दछु।
1: हस्, कृष्ण भट्ट जी बैतडीबाट हुनुहुन्थ्यो। कृष्णजीलाई पनि धेरै धेरै धन्यवाद। अर्को एउटा पनि म लिइहाल्छु, अनुमोल खत्री हुनुहुन्छ बागलुङबाट। अनुमोलजी, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
7: हजुर, नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
7: हाम्रो मोमराम सरलाई पनि नमस्कार है।
3: नमस्कार।
7: मेरो प्रश्न के छ भन्दा यो विभिन्न राजनीतिक दलहरूले विभिन्न चुनावको समयमा घोषणा पत्रहरू ल्याउने अनि त्यो घोषणा पत्र ल्याइसकेपछि त्यो कार्यान्वयनमा पनि नहुने, अब अहिलेको जुन शासकीय स्वरूप छ त्यो शासकीय स्वरूपलाई परिवर्तन गर्नुपर्छ भन्ने अब त्यो परिवर्तन गर्ने भनेर मात्र हुँदैन र यो संविधान संशोधन पनि गर्नुपर्छ, यो जुन शासकीय स्वरूप छ यो लाई नयाँ ढङ्गले परिवर्तन गर्नको लागि। अब यो हाम्रो जुन इलेक्सन पनि एउटा प्रधानमन्त्री जुन एउटा जनताबाट चुनिने एउटा व्यवस्था भइदियो भने मात्र पनि एउटा
1: उहाँको टेलिफोनमा के समस्या आए जस्तो छ। हुन्छ, मोहरामजी अब उहाँ हामी चारजनाको छ लिउँ पाले पालो उहाँहरू।
3: हाम्रो उषाजीले जुन चाहिँ बहुदलीय व्यवस्थामा दलहरूको भूमिकाको कुरा गर्नुभएको छ, वास्तवमा बहुदलीय व्यवस्थामा दलहरूको नै प्रमुख भूमिका हुन्छ, उनीहरू नै निर्वाचित हुन्छन्, निर्वाचित भएर उनीहरूले नै सरकार बनाउँछन्, त्यस कारणले बहुदलीय व्यवस्थामा दलहरू नै सर्वोपरि हुनाले नै यो निर्वाचन भएको छ र उनीहरू त्यसै हुनाले नै हामी के चर्चा गरिरहेछौँ भने राजनीतिक दल कस्तो हुनुपर्छ र उनीहरूका चाहिँ आफ्नो चाहिँ कर्तव्य के हो र मतदातालाई चाहिँ उनीहरूले कसरी आफ्नो कुराहरू चाहिँ राख्नुपर्छ र उनीहरूबाट मत माग्नुपर्छ भन्ने कुरा चाहिँ यही विषयमा नै हामी कुरा गरिरहेछौँ र बहुदलीय व्यवस्थामा दलहरू नै सर्वोपरि हुन्छन् र हामीलाई चाहिँ 5 वर्षको लागि हामीले उनीहरूलाई म्यान्डेट दिन्छौँ।

जन र आजको कुरा चाहिँ भोलि 50 वर्षपछि हामीले कुन रणनीतिक लक्ष्य कुन गोल सेट गर्छौँ भन्ने हो, होइन? पहिले त राजनीतिक दलहरू गोल सेटर पनि हुन्, उनीहरूले चाहिँ 20 वर्षपछि के गर्छन् भन्ने कुरा आजका प्रत्येक चाहिँ क्रियाकलापहरूबाट निर्धारित हुन्छ। त्यस हुनाले उनीहरूले दीर्घकालीन कुरा गर्दा उदाहरणकै लागि भनौँ, 20 वर्षपछि हामी 20,000 मेगावाट चाहिँ बनाउँछौँ भनेपछि एक वर्षमा कति बनाउँछौँ त, र हिजो कति बनायौँ त, त्यसका आधारमा चाहिँ आजका प्राथमिकताहरू तय हुन्छ, होइन? त्यसरी नै हामी भोलि विद्युतीय सवारी साधनको कुरा छ, पर्यावरणको कुरा छ, अथवा शिक्षाको कुरा छ भने आज हामी कुन अवस्थामा छौँ, कति शिक्षित छन् र त्यो शिक्षालाई कति प्रतिशत पुर्याउँछौँ, त्यो सम्भव छ कि छैन? र बजेट चाहिँ घटाउँदै जानुभएको छ, 62-63 सालदेखि यताको मात्रै कुरा गर्ने भने 17% बजेट चाहिँ शिक्षामा जान्थ्यो, आज 8% आधामा ल्याइसक्नुभयो, होइन? तर अब शिक्षामा धेरै ठुलो गुणात्मक परिवर्तन गर्छ भन्दाखेरि त उहाँहरू चाहिँ 2-3 दलहरूका मात्रै घोषणापत्र हेर्नुभयो भने तपाईँ, उनीहरू त 62-63 सालदेखि लगातार सरकारमा छन् भन्दाखेरि त्यो जनताले किन हाँस्छन् भन्दा त्यसै कारणले हाँस्छन्, उनीहरू भन्छन् अर्कै कुरा, गरिरहेको त अर्को छन्। फेरि तपाईँ शिक्षाको बजेट चाहिँ जहाँ सभ्य राष्ट्रहरू हुन्छन्, जहाँ चाहिँ शिक्षाको बजेट चाहिँ 20-25% खर्च गर्छ, जहाँ चाहिँ विश्वविद्यालयले ज्ञान उत्पादन गर्छ, तर हामी कहाँ किन विश्वविद्यालय कमजोर बन्दै गए भन्दाखेरि राजनीतिक दल झन् पुरानो छ। अरू देशमा के छन् भने विश्वविद्यालय 300-400-500 वर्षका छन्, होइन? राजनीतिक दलहरू चाहिँ 10-15-20-25 वर्षका हुन्छन्। हामी कहाँ चाहिँ 75-80 वर्षका राजनीतिक दल छन्, विश्वविद्यालय 60 वर्षको छ बल्ल, होइन? भन्दाखेरि त हाम्रो शिक्षा नीतिको कुरा सबै दलले गरेका छन्, तर त्यो शिक्षा नीतिको कुरा गर्दाखेरि उहाँहरूले के गर्नुभएको छ भनेर त्यो डेटा हेर्नु हो भने 62-63 सालदेखि बजेटको एलोकेसन कसरी भएको छ भन्ने मात्रै एउटा चाहिँ कम्पोनेन्ट्सलाई हेर्ने बित्तिकै उनीहरू झुटो बोलिरहेछन् भन्ने देखिन्छ। अब स्वास्थ्यकै कुरा गर्दा सबभन्दा धेरै माफियाकरण भएको चाहिँ विषय स्वास्थ्य छ, होइन? भने स्वास्थ्यलाई निजीकरणमा पनि यति भद्दा निजीकरण राजनीतिक दलहरूले गरेका छन् र उनीहरूले आफ्ना नेताहरूले आफ्नै सांसदहरूले जहाँ चाहिँ त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्छ, आफ्नै चाहिँ सहकारी आफ्नै चाहिँ हस्पिटल बनाउनका लागि आफ्नै चाहिँ त्यो सिट बढाउनका लागि जे चलखेल चाहिँ संसदमा हुन्छ त्यो तपाईँले देख्नुभयो भने स्वास्थ्यको विषयमा यिनीहरूले रिफर्म गर्छन् त भन्दाखेरि कसैले पत्याउँदैन, त्यहाँ पनि हाँस्छन्। गोविन्द केसीका कतिवटा अनसन भए भनेर त्यो मान्छेले गनेर बसिराखेका छन्। भन्दाखेरि सार्वजनिक यातायातको हालत त झन् यति खराब छ कि हामीले चाहिँ विगत 15 वर्षको चाहिँ तपाईँले डेटा हेर्नुभयो भने 3-2 जनयुद्ध त फेरि भइसके, किनभने चाहिँ त्यो हाम्रो 3 कुराबाट तपाईँ चाहिँ गुणस्तरहीन यातायातका साधनहरू जुन सार्वजनिक यातायात छन्, त्यसपछि असाध्यै चाहिँ हचुवामा दिएको व्यावसायिक लाइसेन्स र हाम्रो चाहिँ रोड पर्मिट, रोडको चाहिँ ट्र्याक खोल्न पाएको छैन, रोड पर्मिट दिइसक्छ, त्यसका कारणले 40,000 मान्छेहरू चाहिँ मरिसके भन्दाखेरि त तपाईँ 40,000 मान्छेले अनाहकमा हाम्रो चाहिँ पोलिसी राम्रो नभएको कारणले जुन चाहिँ ज्यान गुमाएका छन्, हाम्रा सडकको हाम्रा यातायातका साधनहरूको र चाहिँ यातायातमा कस्ता मान्छेले चलाइरहेछ, उसले नक्कली लाइसेन्स लिएर गरेको छ कि उसको कति वर्षको छ भन्ने कुरा नजानेको हुनाले हामीले त्यो पोलिसीलाई राम्रोसँग रिफर्म नगरेको हुनाले यति धेरै चाहिँ जनधनको क्षति जुन भएको छ यसको हिसाबै गरेका छैनौँ हामी त्यो 17,000 धेरै भनिन्छ, होइन? तर हामी दिनदिनै चाहिँ मान्छेहरू कसरी मरिरहेछन् बिना काममा भन्दाखेरि त यो पनि डरलाग्दो बाटो हो। मैले भन्न खोजेको चाहिँ त्यसलाई छुटिदिनुपर्छ भने होइन, तर हामीले चाहिँ हाम्रा चाहिँ पोलिसीहरूबाट चाहिँ हेर्नु पर्यो भन्ने कुरा हो। त्यसै हुनाले नै त्यो हाँस्छन् होला भन्ने मलाई यति मात्रै त्यहाँ जाउँ। कृष्ण भट्टजीले बहुदलीय व्यवस्थामा चाहिँ शिक्षा र स्वास्थ्य मात्रै चाहिँ कुरा हो कि अरू पनि हो भनेर क्वेसन गर्नुभएको छ। अरू पनि छन् राजनीतिक दलहरूले सायद नछोएको त कुनै विषय नै छैन, होइन? नासामा हामी चाहिँ चन्द्रमामा जान्छौँ भन्ने लेखा छैनन्, अरू चाहिँ बाँकी सबै नै छ त्यहाँ, तर त्यो गर्छन् कि गर्दैनन् भन्ने कुरा विगत 25 वर्षदेखि लगातार त्यही लेखिएको हुनाले नै हामीले चाहिँ उनीहरूका राम्रा कुराहरू पनि त्यो अविश्वास गर्नुपर्ने एउटा चाहिँ जुन हाम्रो लोककथा छ, होइन, कालु र चाहिँ बाघको कथा, त्यस्तै हामीलाई के छ भने अहिले आएका घोषणा पत्रहरू पनि पोहोरका जस्तै त होलान् र पढ्दाखेरि त्यस्तै नै हुन्छन्। त्यो कपी पेस्ट धेरै गरिएछ, बढी समीक्षा हुन्छन् भनेर लामो चर्चा यसभन्दा अगाडि गरियो, अरू पनि छन्। र अब यो कार्यान्वयनको पाटो र शासकीय स्वरूपको जुन चाहिँ अनुमोलजीले कुरा गर्नुभयो, वास्तवमा शासकीय स्वरूपको चाहिँ अब संसदबाटै गर्ने हो, त्यो त 2/3 बहुमत नभइकन त्यो शासकीय स्वरूप फेर्न सकिँदैन। अब कुनै पार्टी हिजो चाहिँ प्रत्यक्ष निर्वाचित चाहिँ शासकीय स्वरूपमा नेकपा एमाले र माओवादी केन्द्रको एउटै थियो, करिब करिब कि राष्ट्रपति अथवा चाहिँ प्रत्यक्ष निर्वाचित चाहिँ प्रधानमन्त्री फ्रेन्च मोडेल भनेर नेकपा एमाले तात्कालीन संविधान सभामा वकालत गरेका थिए। तर यी दुइटै पार्टीको 2/3 बहुमतको नजिक जाँदाखेरि पनि शासकीय स्वरूपको कुरा संसदमा त आएन भन्दाखेरि उहाँहरूले चाहिँ त्यो झुटो बोलिरहनु भएको छ। र अझ खतरनाक कुरो के हो भने उहाँहरूले चाहिँ हिजो जुन ढङ्गले चाहिँ

0: प्रतिपक्षमा बस भनेर चाहिँ जम्मा प्रत्यक्षतर्फ 23 सिट जितेको नेपाली कङ्ग्रेसलाई उहाँहरू चाहिँ आफै गुहार गरेर आफ्नो ठुलो पार्टी फुटाएर जसरी चाहिँ उहाँहरूले चाहिँ काङ्ग्रेसलाई चाहिँ सत्ताको चाहिँ नेतृत्व गरिदिनु पर्यो भनेर हात जोड्नुभयो, आज फेरि त्यही प्रतिपक्षसँग मिलेर हामी चाहिँ गठबन्धन गरेर आउँदैछौँ भन्नुभएको छ भन्दाखेरि त आफ्ना मतदाताको पनि अपमान भएको छ। यो 5 वर्षमा तपाईँ हेर्नुभयो भने यो शासकीय स्वरूपको कुरा मात्रै होइन, त्यो कार्यान्वयनको पक्षमा जे गर्न भनेर मत माग्नु भएको थियो उहाँहरू त्यसको उल्टो गर्नु। त्यस कारणले पनि मलाई लाग्छ यी यावत प्रश्नहरूमा राजनीतिक दलहरूले बढी चाहिँ सोचुन् र घोषणा पत्रहरू आफूले गर्न सक्ने त्यो प्रतिबद्धता भन्नुभएको छ अथवा संकल्प भन्नुभएको छ, त्यो त प्रतिबद्धता भने त गर्न सक्ने कुरामा प्रतिबद्धता लिनु पर्यो, गर्न नसक्ने कुरामा चाहिँ किन प्रतिबद्धता लिनु? त्यसो हुनाले चाहिँ त्यो प्रतिबद्धता पत्र भन्नुहोस् अथवा संकल्प पत्र भन्नु, त्यो वास्तवमा त्यो घोषणा पत्र नै हो। त्यो हामीले 5 वर्षमा यहाँ यहाँ काम गर्छौँ, जसको आधारमा त्यो 5 वर्षको यो काममा टेकेर हामी 10 वर्षपछि 20 वर्षपछि यो लक्ष्य हासिल गर्छौँ भन्ने कुरा प्रष्ट रूपमा चाहिँ 2-3 पेजको एउटा बुलेट पोइन्टमा लेखिदिँदा हुन्छ।
1: उहाँहरू हजुर हामीसँग अझै 3 जना चाहिँ सहभागी टेलिफोनमा आइसक्नु भएको छ, उहाँहरूको प्रश्न लिउँ। रामबहादुर पुलामी हुनुहुन्छ बर्दियाबाट, रामबहादुरजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
2: हजुर नमस्कार।
1: हजुर तपाईँको प्रश्न विचार के छ अतिथिसँग राखिदिनुहोस् न।
2: अतिथिज्यूलाई पनि नमस्कार है।
0: नमस्कार रामबहादुरजी,
2: मेरो चाहिँ प्रश्न यस प्रकार रहेको छ, जस्तै अब यो राजनीतिक दलहरूले जुन हरेक घोषणा पत्रहरूमा हरेक उसलाई चाहिँ समेट्छन् तर अपाङ्गहरूको एजेन्डालाई किन समेट्दैनन्? र अपाङ्गहरूको एजेन्डालाई कदमकाल समेटे पनि उनीहरूको चाहिँ एजेन्डा चाहिँ कार्यान्वयन हुन चाहिँ एकदम कठिन भइरहेको छ। यसमा चाहिँ राजनीतिक दलहरूले अलि सोच्न जरुरी छ कि भन्ने चाहिँ मेरो चाहिँ प्रश्न हो।
1: र
2: अर्को कुरो अपाङ्गहरूलाई प्राथमिकता नदिनुमा अपाङ्ग राजनीतिक दलहरूको पनि कमजोरी हो कि जस्तो लाग्छ मलाई। यसमा चाहिँ तपाईँको विश्लेषण के छ प्रश्न पारिदिनु न, हार्दिक अनुरोध गर्दछु।
1: धन्यवाद धन्यवाद रामबहादुर पुलामीजी। त्यसै गरी जगत सुनार हुनुहुन्छ दैलेखबाट, जगतजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
3: हेलो नमस्कार।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
3: अतिथिज्यूलाई पनि नमस्कार।
0: हजुर नमस्कार,
3: एकदमै आज म खुसी छु किनकि मेरो प्रिय लेखक आदर्श व्यक्ति खनाल सरसँग म आभार निस्कन पाएँ। फेरि एकचोटि म आभार व्यक्त गर्न चाहन्छु। मेरो प्रश्न
0: होइन,
3: जस्तो अहिले भने नि सबैले देखेको र नातेदार उम्मेदवार बढ्दा देखिन्छ क्या, जस्तो कुनै न कुनै रूपमा नातावाद कृपावादमा जोडिएका मान्छेहरू। अर्को कुरा फेरि जस्तो अब अपाङ्गता भनेर तोकिया छ अथवा पर्सेन्टको रूपमा उनीहरू अपाङ्गताभित्र पनि त्यो खास के अलि पाउनुपर्ने अथवा पहुँचको आधारमा भइरहेको छ कि, प्राथमिकताको आधारमा भन्दा पनि अब संकल्प पत्र प्रतिबद्धता पत्र अथवा घोषणा पत्र जे गरिन्छ जे लेखिन्छ बोलिन्छ त्यो देखाउनका लागि अथवा सुनाउनका लागि अथवा हल्ला खल्ला अघि भने जस्तो होइन त्यो खालको मात्र जो सामान्य जनताहरू जो हामी छौँ नि उनीहरूले खास के कुरालाई आधार अथवा के कुरालाई महत्त्व दिँदा अथवा भोट गर्दा केमा ध्यान दिनुपर्छ भन्न यो सोध्न।
1: मुद्दाको प्राथमिकीकरणका कुरा यहाँले जोड्न खोज्नु भएको जस्तो लाग्यो। जगत सुनार हुन्छ दैलेखबाट, त्यस्तै गरी पुष्कर थापा हुनुहुन्छ दैलेखबाटै हुनुहुन्छ। पुष्करजी स्वागत छ यहाँलाई नेपाल चौतारीमा।
4: नमस्कार,
1: तपाईँको प्रश्न विचार यहाँ राखिदिनुहोस् पुष्करजी।
4: मेरो प्रश्न के छ भने घोषणा पत्रमा युवाहरूलाई प्राथमिकता दिने भनेर नेताहरूले घोषणा पत्रमा समावेश गरेका हुन्छन् तर यसलाई पब्लिकली नै छाड्दैनन् र घोषणा पत्र लेखन गर्दा अन्य दलले लेखन गरेको घोषणा पत्र सेम टु सेम हुन्छ र एउटा दलले समावेश गर्न नसकेको कुरा पनि कुराहरू अर्को दलले किन समझ्दैन र त्यो एउटा सेम टु सेम आउँछ त्यो
1: धन्यवाद पुष्कर थापाजी। उहाँले चाहिँ हरेक दलको घोषणा पत्र उस्तै हुन्छ, एउटै हुन्छ, सेम टु सेम हुन्छ, अर्को दलले छुट्टाएका कुरा अर्को दलको घोषणा पत्रमा किन समेटिँदैन, त्यस्तो अभ्यास भए त राम्रो हुन्थ्यो भन्ने उहाँको आशय पनि हुनसक्छ। त्यही हामीले 3 जना सहभागीको प्रश्न विचारहरू लियौँ। मुमारामजी
0: रामबहादुरजीले त्यो अलिकति फरक क्षमताका व्यक्तिहरू उहाँले चाहिँ अपाङ्ग भन्नुभयो, अलिकति फरक क्षमताका व्यक्तिहरू उनीहरूसँग विशिष्ट अर्कै खालको क्षमता हुन्छ, उनीहरूका लागि राज्यले गर्नुपर्ने साँच्चै नै धेरै दायित्वहरू छन्। त्यो चाहिँ वास्तवमा राजनीतिक दलहरूले केही दलहरूको घोषणा पत्रमा त्यो छ पनि होइन, त्यो अलिकति फरक क्षमता भएका व्यक्तिहरूको लागि चाहिँ के गर्ने भन्ने कुरा र कैयौँ चाहिँ अब यसमा चाहिँ आँखाको कुरा छ, कानको कुरा हुन्छ, अब अथवा चाहिँ उनीहरूलाई हिँड्नको लागि चाहिँ बाटोको कुरा हुन्छ। यी कुराहरूमा चाहिँ अब बाटोको कुरामा त त्यो भ्यालै छ होइन, अपाङ्ग मै मै ऊ चाहिँ छँदै छैनन् कतै पनि, त्यो हस्पिटलमा जाँदा पनि छैन, स्कुलमा जाँदा छैन, तपाईँ उसमा विश्वविद्यालयहरूमा छैन, कुनै पनि सार्वजनिक संस्थाहरूमा सरकारी अफिसहरूमा छैन, त्यो प्रकारको असाध्यै व्हील चेयरहरू चाहिँ जाने बाटोहरू छैनन्, मैले यी यसमा चाहिँ धेरै नै समस्याहरू छन्। तर केही राजनीतिक दलहरूले त्यसलाई चाहिँ त्यो औपचारिकता पर्छ होला अथवा चाहिँ उनीहरूले त्यो कुरा सम्झेर होला, एक दुईवटा पार्टीको घोषणा पत्रमा त्यो कुरा लेखिएको छ। र अर्को जगतजीले जुन कुरा गर्नुभयो, यो नातावादको सम्बन्ध, नाता र चाहिँ सम्बन्धीहरूलाई टिकट दिने अथवा चाहिँ मौकाको चाहिँ जति बेला सरकार बन्छ त्यति बेला चाहिँ नातावादलाई चाहिँ दिने, यो राजनीतिक दलहरूको एकदमै ठुलो रोग छ। उनीहरूले आन्दोलन गर्ने बेलामा चाहिँ सर्वसाधारण जनताको छोराछोरीहरू चाहिने, जब जब चाहिँ सेवाको चाहिँ एउटा सुविधाको चाहिँ पदहरू दिनु पर्यो त्यसपछि चाहिँ आफ्नो नजिकका चाहिँ नाता सम्बन्धहरू खोज्ने, अथवा चाहिँ विभिन्न चाहिँ पैसै लिएर होइन राजदूत बनाउँदाखेरि पैसा लिएर राजदूत बनाएका कथाहरू हामीले धेरै चाहिँ सञ्चार माध्यममा सुनेका छौँ, नेताहरूका चाहिँ कुराहरू सुनेका छौँ, अथवा अन्य धेरै चाहिँ प्राध्यापकहरूका गुनासोहरू पनि हामीले सुनेका छौँ जो परराष्ट्र सम्बन्धी चाहिँ ज्ञान राख्छन्। अब यो नाता सम्बन्धको कुरा, राजनीतिक दलहरूको जुन चरित्र छ त्यो चरित्र कस्तो छ भन्दाखेरि, उनीहरू चाहिँ उनीहरूको चाहिँ त्यो सिलेक्सन प्रोसेस नै यति गलत छ कि त्यो एउटा सिलेक्सन बायस थ्योरी पनि छ। त्यो चाहिँ के हो भने उनीहरू आफू जस्तै आफ्नो प्रशंसा चाहने, आफ्नो नजिकको पार्टीभित्र पनि सबै हिसाबले चाहिँ उसको चाहिँ स्तुति गान गर्ने मान्छेहरू बाहेक अरूलाई चाहिँ उनीहरूले बाहिर राखेका हुन्छ, त्यो सिलेक्सनमै आउँदैन, उनीहरूको कोटरीभित्रै त्यो पर्दैन। त्यस कारणले राजनीतिक दलहरूले हिजो आन्दोलनको बेलामा चाहिँ के थियो भने जुन मान्छे चाहिँ त्यो आन्दोलनमा भाग लिन्छ, रिस्क लिन्छ, त्यो एउटा पार्टीको सिलेक्सन प्रोसेसै चाहिँ एउटा राजनीतिलाई चाहिने, राजनीतिक पार्टीलाई चाहिने त्यो बेलाको आवश्यकताले मात्रै ती मान्छेहरू चाहिँ नजिक आउँथे, जो मान्छे सङ्घर्षशील थियो, जो मान्छे चाहिँ रिस्क लिन तयार हुन्थ्यो। तर अहिले चाहिँ के हो भने रिस्क लिन पनि नपर्ने, केही पनि लिन नपर्ने ठाउँमा जाँदाखेरि नेताका चाहिँ आफन्तहरू मात्रै पर्ने, त्यसमाले पार्टीहरूको यो जुन चाहिँ सिलेक्सन गर्ने प्रोसेस छ त्यसमा चाहिँ मूल्याङ्कनको जुन आन्तरिक मूल्याङ्कनको पाटो छ, आन्तरिक चाहिँ लोकतन्त्रको पाटो छ, त्यो असाध्यै कमजोर भएको हुनाले यस्तो भएको हो। र राजनीतिक दलहरूले त्यसमा चाहिँ अलिकति आफूलाई परिवर्तित गर्नु चाहिँ आवश्यक छ। र अर्को चाहिँ पुष्कर थापाजीले जुन भन्नुभयो, राजनीतिक दलहरूका चाहिँ घोषणा पत्रहरू करिब करिब उस्तै उस्तै छन्, केही कुराहरू जस्तै राजनीतिक तहमा हेर्नुभयो भने केही कुराहरू फरक छन्। जस्तै माओवादीले चाहिँ समाजवादमा पुग्नका लागि आज चाहिँ शासकीय स्वरूप परिवर्तनको कुरा गर्छ भने राजाको चाहिँ पुनर्बहालीको लागि शासकीय स्वरूपको कुरा गर्छ राप्रपाले, होइन। त्यहाँ पनि के छन् भने हामीले राजनीतिक आन्दोलन एक प्रकारले समाप्त भएर अब हामी चाहिँ एउटा समृद्धिको चाहिँ यात्रातिर चाहिँ जानुपर्छ, अब विकासको राजनीति, अब विकासले प्राथमिकता पाउनुपर्छ भन्यौँ। तर सबै दलहरूको तपाईँ अहिले चाहिँ हेर्नुभयो भने राजनीतिक क्रान्तिलाई नै अझै पनि चाहिँ उनीहरूले मुख्य ठाउँमा राखेका छन्, होइन। अब समाजवादतिर यात्रा गर्ने हो अथवा चाहिँ उदार लोकतन्त्रतिर यात्रा गर्ने हो अथवा राजतन्त्रतिर यात्रा गर्ने हो भन्ने कुरामा राजनीतिक दलहरूको चाहिँ मूल राजनीतिक चाहिँ दिशा चाहिँ तय भएकै छैन। भनेपछि त्यो विकासका मुद्दाहरू दोस्रो प्राथमिकतामा परेका छन् सबै राजनीतिक दलहरूले हेर्नुभयो भने। जस्तै आइडेन्टिटीको कुरा गर्ने, जसले चाहिँ आफ्नो चाहिँ सामाजिक अस्मिता र पहिचानको जसले कुरा गर्छ, ऊ ती राजनीतिक दलहरूले पनि अझै राजनीतिक आन्दोलन समाप्त नभएको बरु चाहिँ त्यो अस्मिताको आन्दोलनले नयाँ उचाइमा उठाउने कुरा गर्छन्। जसले चाहिँ क्षेत्रीय अस्मिताको कुरा गर्नेहरू अथवा चाहिँ जातीय अस्मिताको कुरा गर्नेहरू, होइन। भन्दाखेरि त्यो आइडेन्टिटी बेस्ड पोलिटिक्समा अहिले पनि त्यसको चाहिँ त्यो ह्युमन डिग्निटीलाई चाहिँ तपाईँले केन्द्रमा राख्न बित्तिकै ती कुराहरू चाहिँ मुखरित भएर चाहिँ आइरहेछन्। भनेपछि मैले चाहिँ समग्रमा चाहिँ पार्टीहरूको हेर्दाखेरि जुन पार्टीहरूले चाहिँ धेरै जसो नयाँ संविधान बनिसकेपछि हाम्रो चाहिँ राजनीतिक यात्रा भनौँ न, हाम्रो राजनीतिक आन्दोलन अब चाहिँ दोस्रो तहमा छ, अब पहिलो तहमा चाहिँ डेलिभरी नै हो र त्यो डेलिभरीलाई चाहिँ प्रमोट गर्ने चाहिँ राजनीतिक एजेन्डा हुनुपर्छ भनेर भने राजनीतिक दलहरूले, र विकासका एजेन्डाहरूमा चाहिँ प्रवेश गरौँ भने। तर यथार्थमा त्यो अहिलेका घोषणा पत्रहरू जतिसम्म सार्वजनिक भए, ती सार्वजनिक भएका घोषणा पत्रहरूको चाहिँ मूल त्यसको प्रिम्बल हेर्दाखेरि, त्यसको पृष्ठभूमि तपाईँ हेर्नुभयो भने दलहरूको राजनीतिक खिचातानी, राजनीतिक दिशातिरको खिचातानी नै पहिलो प्राथमिकतामा रहेको देखिन्छ। यो चाहिँ अलिकति आश्चर्य लाग्ने कुरा पनि छ, किनकि हामी राजनीतिक स्थिरता प्राप्त गर्न सकेकै रहेनछौँ, किनकि हाम्रा आफ्ना आफ्ना राजनीतिक दलका मुद्दाहरू त्यो सङ्घर्षबाट स्थापित गर्ने तहसम्म नै उनीहरूले ती कुराहरू लेखिरहेछ।
1: हजुर, हामीसँग अझै सहभागीहरू आउनुभएको छ। शिशिर डाङ्गी हुनुहुन्छ रोल्पाबाट, शिशिरजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
5: धन्यवाद सर।
1: हजुर, तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस् न।
5: अतिथिजीलाई नमस्कार छ मेरो।
0: नमस्ते।
5: आज एकदमै समसामयिक गम्भीर विषय उठान गर्नुभएकोमा तपाईँप्रति म आभार प्रकट गर्न चाहन्छु। आज यो जुन हाम्रो विश्लेषकज्यू अथवा विशेषज्ञ हाम्रो जुन वक्ता हुनुहुन्छ उहाँले भनेको कुरा समग्र रूपमा सबै अतिथिज्यूलाई हाम्रा जिज्ञासा राख्ने साथीहरूले राम्रै कुरा उत्थान गरे जस्तो लाग्यो।
0: त्यही भएर
5: हजुर रोल्पाबाट मैले पनि एउटा कुरा राख्न चाहन्छु। यो हाम्रो सम्पूर्ण हाम्रा नेपाली जनसमुदायहरूलाई यो सचेत युवाहरूलाई राजनीतिप्रति राजनीतिक दलहरूप्रति अलिकति विष्णा जागेको पाँच वर्षको यो 74 सालदेखि अथवा 74 सालमा अलिकति के परिवर्तन हुन्छ कि के अब कम्युनिस्टहरू के राजनीतिलाई सिस्टमतिर लिन लाग्यो कि भन्ने लागेको थियो जुन एमाले र माओवादीको जुन मिलन र प्रतिपक्षको भूमिका काङ्ग्रेस लिने गर्दा अब राजनीतिमा के अलिकति क्रान्ति अथवा समृद्ध नेपाल सुखी नेपाली हुन्छ कि भन्ने लाग्थ्यो। तर त्यसो भएन, आफ्नो स्वार्थको लागि आफ्नो चाहिँ व्यक्तिगत स्वार्थको लागि अथवा आफ्नो पद प्रतिष्ठा नपाएपछि राजनीतिमा असम्भव कुरा पनि सम्भव हुँदो रहेछ। यो के कारणले हुन्छ यो अतिथिबाट मलाई चाहिँ यो जिज्ञासा ल्याइदिनु होला। अनि अर्को कुरा मलाई लागेको कुरा के हो भने चाहिँ यो राजनीतिमा स्वार्थै स्वार्थ छ नेपालमा अहिले जुन जुन छ यसको अन्त्यको लागि केही निकास गरिदिनु हुन्थ्यो कि भन्ने केही समाधानको उपायहरू यस ल्याइदिनु हुन्थ्यो कि
1: लाग्यो। धन्यवाद। शिशिर डाङ्गी हुनुहुन्थ्यो रेप्लाबाट। हामी आज चाहिँ घोषणा पत्रको बारेमा बढी केन्द्रित भएर छलफल पनि गरिरहेका छौँ। त्यस्तै गरी हामी आजको लागि अन्तिम सहभागी हुनुहुन्छ टिकाराम राई उदयपुरबाट हुनुहुन्छ। टिकारामजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
6: धन्यवाद। नेपाल चौतारीमा तपाईँले आजको समसामयिक विषयवस्तुको बारेमा प्रश्न राख्ने अवसर दिनुभयो।
1: हामी घोषणा पत्रका बारेमा कुराकानी गरिरहेका छौँ आज। हजुर, प्रश्न विचार राखिदिनुहोस् त्यसैसँग सम्बन्ध।
6: म चाहिँ अब उदयपुर मेरो घर चाहिँ बेलाका नगरपालिकामा पर्छ, म पनि एक दृष्टिविहीनै हुँ होइन।
1: हजुर,
6: यो राजनीतिक दलको जुन घोषणा पत्र यो हरेक वर्ष चाहिँ आउँछ, यो महत्वाकांक्षी घोषणा पत्र आउँछ, यसमा चाहिँ तपाईँको अब विभिन्न चाहिँ अब जहिले पनि तपाईँको ज्येष्ठ नागरिकहरूको मात्रै अब के भत्ता बढाउने कुराहरू आउँछ कि असुविधाको कुराहरू आउँछ। अहिले माओवादीको घोषणा पत्रमा चाहिँ यो अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ जीवन बिमा गर्ने बिमा निशुल्क गर्ने कुरा भर्खरै आएको छ हिजो होइन। तर जीवन बिमा निशुल्क गर्ने मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगारी कसरी दिने के गर्ने, अनि अपाङ्गता भएका व्यक्तिहरू जो बेरोजगार छन् उनीहरूको लागि चाहिँ भत्ता कसरी बढाउने भन्ने कुरा चाहिँ घोषणा पत्रमा लेखिँदैन। यो किन लेखिँदैन होइन, यो चाहिँ अब यो खबरदारी गर्नुपर्ने आवश्यक छ, यो किन यसरी भइरहेको छ भन्ने मेरो प्रश्न हो।
1: हस्, धन्यवाद धन्यवाद। उहाँ हुनुहुन्थ्यो टिकाराम राई उदयपुरबाट। हजुर मुमारामजी।
0: हजुर, शिशिर डाङ्गेजीको प्रश्नमा जाउँ। उहाँले चाहिँ वास्तवमा चाहिँ राजनीतिप्रति अलिकति यसभन्दा अगाडि जुन वामपन्थीहरूले चाहिँ एउटा स्थिर सरकारको चाहिँ कुरा गरे र वामपन्थी एकताको कुरा गरे, त्यसले चाहिँ वामपन्थी जगतमा एउटा उत्साह पैदा गर्यो र त्यो एउटा जुन अस्थिर हुन्छ नेपालको राजनीति अझ यो सङ्घीयतापछि धेरै अस्थिरतामा जान्छ भन्नेहरूलाई एउटा जवाब देला भन्ने चाहिँ अपेक्षा थियो। त्यसपछि मान्छेहरूले एउटा समृद्धिको दिशातिर त्यो पार्टीले तात्कालिक रूपमा जुन कुराहरू उठाएको थियो त्यसबाट नेपालको चाहिँ राजनीति जगत मात्रै होइन नेपाली नागरिकमा एउटा चाहिँ उत्साह जगाएकै हो त्यसले सुरुवातमा। तर त्यो उत्साह बिस्तारै उनीहरूको आन्तरिक कलहमा मात्रै होइन, त्यो चाहिँ एउटा हँसी मजाकमा मात्रै ती समृद्धिका कुराहरू ती सबै बिलाएर गए। त्यसपछि युवाहरूमा एउटा खालको नैराश्यता र अब यिनीहरूबाट यिनलाई बहुमत दिए पनि हुँदैन, यिनीहरूलाई चाहिँ सानो पार्टी बनाए पनि हुँदैन, ठुलो पार्टी बनाए पनि हुँदैन, यिनीहरूबाट हुँदैन भनेर एउटा तब्का चाहिँ धेरै निराश भयो। खास गरेर अझ वामपन्थी राजनीति गर्ने तब्का जो युवाहरू थिए उनीहरू चाहिँ निराश भए। त्यो स्वाभाविक के हो भने अहिलेका राजनीतिक दलहरूबाट केही हुँदैन भनेर त्यो नैराश्यताको कुराहरू चाहिँ अहिलेकै राजनीतिक दलहरूको आफ्नो विगतको क्रियाकलापले जगाएको र त्यसले के गर्यो भने केही युवाहरू अब आफै अगाडि सर्नुपर्छ भनेर आउनु चाहिँ नेपाली राजनीतिमा एकदमै सकारात्मक कुरा हो, किनकि हामी कहाँ युवा बाहुल्य अहिले पनि हाम्रो देशको अवस्था छ। तर यही अवस्था अब 15-20 वर्षपछि रहँदैन, धेरै जसो हाम्रा चाहिँ युवाहरू बाहिर चाहिँ श्रम गर्नको लागि जान्छन् र केही पढे लेखेका मान्छेहरू चाहिँ यत्रो ब्रेन ड्रेन त हाम्रो चाहिँ अझै त्यसको कुनै हामीले लेखाजोखा नै गरेका छैनौँ। त्यस कारणले राजनीति बिग्रिएपछि माथिल्लो तहमा हुन्छ राजनीतिक नेतृत्व भनेको, त्यो बिग्रिएपछि त्यसभन्दा तल आउने त्यो अन्टरप्रेनरसिपमा पनि त्यो समस्या आउँछ, इनोभेसनमा पनि समस्या आउँछ, तपाईँ चाहिँ अरू जुनसुकै क्रियाकलापहरू गर्नुभयो भने पनि त्यो सामाजिक सेवामा पनि त्यो त्यो त्यो तहको चाहिँ प्रतिफल आउँदैन राजनीति खराब भएपछि। त्यो राजनीति राम्रो भयो भने तपाईँ हामीले व्यक्तिगत रूपमा गरेका कैयौँ सामान्य कुराहरू पनि धेरै राम्रो प्रतिफल उसले प्राप्त गर्छ होइन। त्यस कारणले गर्दाखेरि यो राजनीतिमाथि बिग्रेका कारणले त्यो युवाहरूमा एउटा खालको नैराश्यता आएको छ। तर त्यो नैराश्यतालाई तिर्नका लागि अब युवाहरू नै राजनीतिमा बढी सक्रिय भएर आजका आवश्यकताहरूलाई चाहिँ केन्द्रमा राखेर आउनु पर्यो। हिजो चाहिँ पार्टीहरूले चाहिँ हिजोको इतिहासको ब्याज मात्रै धेरै खान्छन् र उनीहरू सत्तामा गइसकेपछि धेरै जसोलाई के विश्वास छैन भने आफै गर्न केही पनि सक्दैन। राजनीतिमा गएपछि एक प्रकारको चाहिँ एउटा निष्क्रिय मान्छे बन्छ, होल्टाइमर बन्छ, दिनभरि भाषण गर्छ, आफ्नो काम केही पनि गर्दैन। त्यस हुनाले आफै उत्पादन गरेर राजनीति गर्ने चाहिँ वातावरण बनाउनुपर्छ। त्यसका लागि अब युवाहरू नै अगाडि आउनुपर्छ भन्ने म यति मात्रै टिप्पणी गरेँ। सर टिकारामजीको चाहिँ एउटा हामीले चाहिँ यो फरक चाहिँ क्षमता भएका व्यक्तिहरूको बारेमा यसभन्दा अगाडि नै हामीले कुरा गरिसकेका छौँ। त्यस हुनाले त्यसमा चाहिँ हामी जानै परेन। राजनीतिक दलहरूले त्यसलाई चाहिँ उपेक्षा गरेका छन्। यद्यपि केही औपचारिक वर्ष लेखे पनि त्यसको चाहिँ ठोस आधार छैन। हामीले चाहिँ अपाङ्ग भएका व्यक्तिहरूलाई हामीले के गर्नेछौँ भन्ने कुराहरू चाहिँ त्यो प्रष्ट पनि छैन। तर यिनीहरूलाई पनि हामीले चाहिँ गरिनेछ भनेर चाहिँ भन्न बित्तिकै त त्यो गर्ने कुरा पनि
1: हजुर घोषणा पत्रमा लेखेका कतिपय कुराहरू चाहिँ त्यही पार्टी चाहिँ सत्तामा आइसके पछाडि सरकार बनाउँदाखेरि पनि त्यो कुरा चाहिँ कार्यान्वयनमा जाँदैन भन्ने चाहिँ मुख्य प्रश्न
0: जाँदैन। अझ यहाँसम्म कि सरकारको नीति तथा कार्यक्रममा सधैँ आउँछ त्यस्ता विषयहरू होइन। धेरै नै अझ अहिलेका दलका घोषणा पत्र भन्दा सरकार त कार्यान्वयन गर्ने ठाउँमै हुन्छ। त्यो नीति तथा कार्यक्रममा आएका कुरा पनि कार्यान्वयन भएको छैनन्। त्यस कारणले यो धेरै ठुलो समस्या आएको छ। अर्को उहाँले जुन चाहिँ यो भत्ता बढाउने, बिमा दिने, बिमित गर्ने भन्ने छ, हामी कहाँ के छ भने अलिकति हामी गरिब छौँ अनि गरिबी नै बाँड्ने कुरा मात्रै गर्नुहुन्छ क्या दलहरूले। हामीले पहिला उत्पादन गर्ने कुरा केही पनि छैन होइन। हाम्रो चाहिँ बिजनेस पनि ट्रेड बिजनेस छ, म्यानुफ्याक्चरिङ बिजनेस छैन। म्यानुफ्याक्चरिङका लागि चाहिँ हामीले चाहिँ त्यो उद्योग धन्दा गर्ने वातावरण पनि छैन। राजनीतिक दलहरूले नै त्यो उद्योग धन्दा हुने वातावरण चाहिँ समाप्त पारेका छन्। किनभने विभिन्न पेसागत सङ्गठन खोलेका छन् र ती सङ्गठनहरूको चाहिँ बार्गेनिङ र राजनीतिक दलहरूको कोप बाजनमा परेर त्यो उद्योगले चाहिँ फस्टाउने वातावरणै छैन। त्यस कारणले धेरै मान्छेहरू आफ्नो लगानी जोखिममा पारेर उद्योग खोल्नै तयार छैनन्। भन्दाखेरि उद्योग चाहिँ फ्रेन्डली नीति नै छैन। तपाईँले हरेक मन्त्रालयले 8-9 मन्त्रालय तपाईँ चाहिँ उद्योग गर्नका लागि चाहिँ त्यहाँ जुन सरकारवाला मन्त्रालय हुन्छ त्यसको समन्वय पनि गरिदिँदैन। जबकि लगानी बोर्ड भनेर उहाँहरूले चाहिँ त्यो बोर्डै बनाउनु हो, तर त्यो बोर्ड बनाएर त्यो बोर्डले के गर्यो भन्यो भने अहिलेसम्म भत्ता खाने बाँकी पनि छैन। त्यसमा त्यो कोअर्डिनेसन गरिदिएला उद्योग धन्दा खोल्नका लागि विभिन्न मन्त्रालयहरूको जुन खालको असहयोग हुन्छ त्यसलाई चाहिँ चाँडै फास्ट ट्र्याकबाट गर्नका लागि चाहिँ उसले त्यो समन्वय गर्ला भनेर त्यो बनाएको हो।
1: अब यो
0: कारणले गर्दाखेरि हाम्रो गरिबी बाँड्नेछ कि त्यो वृद्धा भत्ता बढाउने अनि विधवा भत्ता बढाउने अनि चाहिँ मान्छेहरू चाहिँ कहीँ कुनै दुर्घटनालाई रोक्ने होइन, दुर्घटनामा मर्यो भने चाहिँ त्यसलाई कति पैसा दिने अनि सहित कसरी घोषणा गर्ने भन्दाखेरि हाम्रो टोटल यो गलत ट्र्याकमा गयो। हामीले चाहिँ सही ट्र्याकमा ल्याउनु पर्यो त्यसलाई। सही ट्र्याकमा ल्याउनु भने के हो भने पहिला त रोजगारी दिनु पर्यो।
1: हजुर, अब जस्तो हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौँ, अन्तिममा एउटा प्रश्न चाहिँ समग्रमा आज हामी विभिन्न विषयमा छलफल गऱ्यौँ घोषणा पत्रमा रहेर, छोटोमा चाहिँ अहिलेको घोषणापत्रहरू हेर्दाखेरि केही घोषणापत्रहरू हेर्दाखेरि चाहिँ यहाँले पाउनुभएको 1-2-3 नयाँ कुरा विशेष कुरा चाहिँ के पाउनुभएको छ?
0: मैले अलिकति नयाँ कुरा के हो भने एउटा चाहिँ हामीले चाहिँ अलिकति बिजुली खपत गर्ने जुन चाहिँ क्यापासिटी अलिकति बढ्दै गइरहेछ। हामीले अलिकति राम्रो प्रयत्न नेपालले गर्यौँ भने हामीलाई करिब करिब चाहिँ हामी प्रत्येकको घर घरमा त्यो नेपाली कङ्ग्रेसले त्यो कुरा चाहिँ उठाएको छ होइन, हाम्रो प्रत्येक चाहिँ घर घरमा हामीले बिजुलीबाट नै सबै कुराहरू गर्न सक्ने अवस्था त्यो छ। र त्यसलाई चाहिँ यति गम्भीरतापूर्वक राजनीतिक दलहरूले लिने हो भने त्यो कति 10,000 मेगावाटको कुरा गरेका छ उसले 5 वर्षभित्रमा, त्यसमा चाहिँ उल्लेख्य रूपमा चाहिँ परिवर्तन आउने। किनभने बिजुली पहिलोचोटि हुन बित्तिकै धेरै कुरामा परिवर्तन आउँछ,
1: केही केही सम्भावनाहरू त हामीले देखेका पनि छौँ, अहिले केही प्रगतिहरू त देखिरहेका
0: पनि छौँ। अर्को कुरा चाहिँ के हो भने विश्वविद्यालयको कुरा गर्दाखेरि हाम्रो चाहिँ राजनीतिक दलहरूले जुन घोषणापत्रमा शिक्षालाई सबैले नै प्राथमिकतामा राखेका छन्, हाम्रा विश्वविद्यालयहरू त्यो एक अर्कालाई सम्बन्धन दिने नाममा जसरी विश्वविद्यालय प्रदूषित भएको छ र राजनीतिक दलहरूले जुन गठबन्धन भन्नु जे जेसुकै भन्नु त्यो उनीहरूका चाहिँ मान्छेहरूलाई रोजगारी दिनका लागि होइन, उनीहरू बेरोजगार छन् अनि बेरोजगारले बेरोजगारै उत्पादन गर्नका लागि चाहिँ स्कुल र कलेज खोल्ने जुन चाहिँ होडबाजी छ, पहिलो कुरा यसलाई चाहिँ विश्वविद्यालय भनेको के हो भने एउटा ज्ञान आर्जन गर्नका लागि, ज्ञान उत्पादन गर्नका लागि, ज्ञान आर्जन गर्नका लागि सही मानेमा चाहिँ विश्वविद्यालयलाई चाहिँ यदि स्तरीय बनाउनु भयो भने धेरै कुरा हाम्रो सुध्रिएर जान्छ। होइन यो यो कुरा चाहिँ प्राथमिकतामा राखेका छन् तर त्यो व्यवहारमा पटकै छैन त्यहाँ राखेको कुरालाई चाहिँ गर्दाखेरि उहाँहरूको स्वास्थ्यमा पनि सबैको चाहिँ एउटा चाहिँ के बनाउनु भएको छ भने जस्तै राप्रपाले सातवटा प्रदेशमा सातवटा चाहिँ वीर हस्पिटल जस्तो हस्पिटल खोल्ने बनाएको छ होइन वीर हस्पिटल आफैमा कति त्यो आफैमा त्यो क्यापेबल त छ तर त्यहाँ हुने राजनीतिको चाहिँ प्रभाव कस्तो छ भन्ने कुरा पनि हामीले हेर्नुपर्छ त्यो आफैमा सक्षम हस्पिटल हो र पुरानो हस्पिटल पनि हो र शिक्षा र स्वास्थ्यको क्षेत्रमा अब सामाजिक शिक्षाको र स्वास्थ्यको क्षेत्रमा चाहिँ उल्लेखनीय रूपमा चाहिँ राजनीतिक दलहरूले त्यो प्रतिबद्धता चाहिँ जाहेर गरेका छन्
1: हजुर अब त्यसको कार्यान्वयन कसरी हुन्छ कुन पार्टी सरकारमा पुग्छ र कार्यान्वयनको पक्ष कस्तो हुन्छ त्यो हेर्न बाँकी छ हामी विषयमा फेरि पनि विभिन्न विषयमा छलफल फेरि पनि गर्नेछौँ आजको लागि निर्धारित समय सकिसकेको छ नेपाल चौतारीमा आज हामीले चुनावी माहौलमा चाहिँ यो चुनावका तयारीका क्रममा चाहिँ राजनीतिक दलहरूले निकाल्नु भएको घोषणा पत्रका आधारमा रहेर घोषणा पत्र मात्र चाहिँ समीक्षा गर्यौँ छलफल गर्यौँ आफ्नो अमूल्य समय र विचार दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद मुवारम खनालज्यू
0: धेरै धेरै धन्यवाद अनन्तजी र नेपाल चौतारी यो एन्टेना फाउन्डेसनको लोकप्रिय कार्यक्रममा मेरा आफ्ना कुराहरू चाहिँ राख्ने मौका दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद
1: हजुर कार्यक्रम सुन्नुहुने फेसबुकमा हेर्नुहुने साथै आफ्ना प्रश्न जिज्ञासा राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार अर्को विशेष लिएर हामी फेरि आउने नै छौँ तबसम्मका लागि आजको अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु हवस् त नमस्ते तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 26।
2: आयुष, दिपु गुरुले भेट्ने भन्दै हुनुहुन्थ्यो, एकछिन बस रे है।
3: कहाँ, यही हलमै बस्ने?
2: अँ, यही बस्नु भन्नुभएको छ।
3: अनि गुरु खै त?
2: एकैछिनमा आउने रे। अनि आयुष, एउटा कुरा सोध्छु, नढाटी भन ल।
3: के हो, भन न।
2: झुट नबोली भन्नुपर्छ नि।
3: म के तिमीसँग कहिले झुटो बोल्छु र? भन न के हो
2: त्यो। आज मेरो वेलकम स्पिच कस्तो भएको थियो भन न।
3: म त के किन होला भने त राम्रो भएको थियो नि। अब तिमीले गरेपछि नराम्रो हुने त कुरै भएन नि।
2: एक्ज्याक्ट कुरा भन न, राम्रो कि नराम्रो?
3: सबै राम्रो थियो। पहिला पहिला स्पिच दिँदा गेस्टहरूको नाममा हल्का कन्फ्युज हुन्थ्यो होइन? अहिले चाहिँ सबै मिलाएर कन्फिडेन्सका साथ भन्यो, अनि भूमिका पनि राम्रो मिलाथ्यौ।
2: ए ल ल, थ्याङ्क यू थ्याङ्क यू। अनि तिम्रो पनि त आज धेरै प्रशंसा भयो नि है?
3: भयो भनौ।
2: दिपु गुरुले त झनै आयुष क्लबको गहना हो, आयुष जस्ता खेलाडीलाई अझै हामी निखार्दै लगेमा देशकै इज्जत राख्न सकिन्छ भन्नुभयो कि है।
3: गुरुले त्यसरी नामै लिएर प्रशंसा गर्दा त कस्तो के आँखाबाट आँसु आउला जस्तो भएको थियो मलाई त।
2: मैले पनि पलबाट हेरिरहेको थिएँ, तिम्रो आँखा रसाइरहेको थिएँ। अनि स्पिची त फोटो खिचाएको थियो होइन? खोइ देखाऊ त कस्तो आएर
3: हेर्ने र।
2: देखाऊ न कस्तो खिचाए रहेछौ।
3: ए यो त आ गरेको रहेछ, खाजा नखाइकाएको थियो क्या?
2: चुप लाग, अब बोल्दा बोल्दै फोटो खिचेपछि यस्तो त भइहाल्छ नि।
3: अनि यो हेर त, नाक कस्तो रातो आएको क्या।
2: यसलाई त डिलिट गर।
3: राम्रै त छ नि, अझ यसलाई फेसबुकमा पोस्ट गर्नुपर्छ, बाल कमेन्ट आउँछ।
2: तिमीलाई त जे पनि फेसबुकमै राख्नुपर्छ है, धेरै फेसबुक फेसबुक नभन पछि दुःख पाउनु पर्ला।
3: फेसबुक भनेकै फोटो सेयर गर्ने, साथीहरूलाई देखाउनु त हो नि, नत्र यसको के काम भयो र?
2: हो भन्दैमा अब जस्तो पाए त्यस्तै फोटो सेयर गरिहाल्नुहुन्छ त।
3: अहिलेको जमानामा फोटो सेयर गर्ने त सामान्य कुरा हो नि।
2: कस्तो कुरा गर्छ, सामाजिक सञ्जालमा पब्लिक हुने कुरालाई सामान्य रूपमा लिनुहुन्छ त।
3: ल ल भइहाल्यो, कहाँ कहाँ कुरा कहाँ गयो, लै फोटो हेर त।
2: त्यहाँ तिम्रो मोबाइलमा हेर्ने भन्दा नि मलाई मेरो मेसेन्जरमा सेन्ड गर न, म आफै हेर्छु बरु।
3: ए ल मैले गरिहालेँ, पख है त। यो अनि यो पनि सबै अनि यो आयो नि होइन?
2: तिमी आ गरे भन्थ्यौ, यो त झन् पुरै चिम्म गरेर यी गरे फोटो रहेछ त।
3: अरू पनि हेर न के गरेको छौ।
2: हेरिरहेको छु, तिमीले फोटो चाहिँ राम्रै निकाले रहेछौ।
3: इफेक्ट लगाइ लगाइ खिचा राम्रो देखिहाल्छ नि।
2: ओइ पागल, के हो यो? चिची चिची ची छ्या, होइन आयुष, तिम्रो दिमागले सही काम त गरिरहेछ नि, के हो यस्तो? छ्या
3: ल के भयो र, कस्तो फोटो हो र, खै देखाऊ त।
2: अझ देखाऊ भन्छ, लाज लाग्दैन यस्तो फोटो सेयर गर्न?
3: ला कस्तो फोटो गएछ र, यहाँ त सबै ठिक छ त।
2: यस्तो नेकेड फोटो आइरहेछ, दिमाग त ठाउँमा छ नि होइन?
3: ओ माइ गॉड, त्यो पनि गएछ, झुक्किएर गएछ, सरी सरी सरी।
2: ए झुकेर है, अनि यो फोटो पनि झुकेर खिच्यो होला, ग्यालेरीमा पनि झुकेर राख्यो होला होइन?
3: त्यो साथीहरूसँग जिस्किँदा
2: यस्तो कुरामा पनि कोही जिस्किन्छ? यस्तै गरी अरूलाई पनि पठायो भने के हुन्छ, बदमास काहीँको। छ्या हेर आयुष, मैले तिमीलाई यतिसम्मको होला भनेर सोचेको पनि थिएन।
3: सरी भने त खुसबु, प्लिज त्यो फोटो चाहिँ डिलिट गर्दैन प्लिज।
2: किन किन डिलिट गर्ने, के सोचेको छौ तिमीले? अब यो फोटो र तिमीलाई के गर्नुपर्छ मैले जानेछु।

0: भित्र बाबा यो कुञ्ज भनेको चाहिँ के हो खासमा?
1: कुञ्ज भनेको लहरा र पातहरूले ढाकिएको ठाउँ।
0: त्यहाँ लुकामारी पनि खेल्न मिल्छ?
1: मिल्छ, तर त्यहाँ चरा जीव जन्तु पनि बस्छन्। लजु खै ऊ त्यो भाँडो दियो त मलाई।
0: ए लिनु बाबा, तर सल्लेरी वनमा पनि कुञ्ज छ है बाबा?
1: छ नि
0: बाबा, हामी पनि शनिबार सल्लेरी वन घुम्न जाउँ न।
1: अहिले त जाडो हुन्छ, अलि पछि जाउँला नि।
0: बाबा बाबा, स्कुलमा यो शनिबार के गर्ने अनि कहाँ कहाँ जाने भनेर रुटिन बनाऊ भन्नुभएको छ नि सरले।
1: ए हो र, अनि बनाउन थालिसक्यो त तिमीले?
0: अलिअलि बनाउँछु, एकछिन पक्नु है, म लिएर आउँछु।
1: लजु आउँदा पानीको जग पनि लिएर आऊ है।
0: हस्।
1: यो माटो अलिक थोरै भयो कि के हो?
0: लिनु जग, ल सुन्नु है त।
1: ल
0: बिहान 5 बजी उठ्ने है, फ्रेस हुने अनि ब्रेकफास्ट खाने अनि त्यसपछि एकछिन पढ्ने।
1: अनि त्यसपछि?
0: त्यसपछि हामी सबजना नयाँ ठाउँ घुम्न जाने।
1: ए अनि कहाँ जाने सोच्यो त?
0: मलाई त थाहा छैन बाबा, तपाईँ भन्नु न कहाँ जाने।
1: कहाँ जाने त यसपालि? यसो गर न लजु, मामु अनि बहिनीलाई पनि सोध अनि डिसाइड गरौँला नि, हुन्न?
0: अनि बाबा, घुम्न जाँदा खानेकुराहरू पनि घरबाटै लिएर जाने है?
1: किन नि?
0: त्यसो गर्यो भने खर्च पनि कम हुन्छ नि। हाम्रो सरले भन्नुभएको अनावश्यक खर्च गर्नुहुन्न रे।
1: हो आमामामा, मेरी छोरी त स्मार्ट हुन थालिसकिछ त।
0: अनि बाबा, हामी गएको ठाउँको बारेमा सबै कुरा भन्नु है, त्यो पनि लेख्नुपर्छ भन्नुभएको छ सरले।
1: ए भइहाल्छ नि, खै अब ऊ त्यो सिडहरू देऊ त यता, यहाँ पास गर।
0: लिनु
1: ल, हेर अब यो सिडलाई यसरी माटोमा राख्ने अनि माथिबाट हल्का पाराले माटोले छोप्ने अनि यसमा सधैँ पानी राख्ने अनि केही दिनपछि यो उम्रन्छ, यसैलाई जर्मिनेसन प्रोसेस भनिन्छ, बुझ्यौ?
0: थ्याङ्क यू बाबा, यो त हामीले नि पढ्नुपर्छ नि।
2: के गर्न लाग्नुभयो जगत दाई?
1: लजुको स्कुल प्रोजेक्ट रहेछ, त्यही बनाइदिन लागे। अनि लुगा धुन लाग्नुभयो यतिखेर?
2: अँ हेर्नु न, बाबुले ड्रेसमा फोर बनाएको रहेछ, त्यही धोइदिउँ भनेर।
1: ए
0: बाबा, यसलाई भित्र लगौँ।
1: हुन्छ, सुन त, पहिला अलिअलि पानी राखेर लग है।
0: हुन्छ आन्टी, अलिकति पानी थाप्छु है।
2: हुन्छ, थाप न।
0: सन्देश खै त आन्टी?
2: सन्देश सुत्या छ नानी।
0: ए अब लगौँ।
1: लग जाऊ। अनि रमा बहिनी, सन्चो नभएर त होइन नि सन्देशलाई?
2: होइन, सन्चै छ दाइ।
1: ए त्यही त, स्कुलबाट पनि अफिसतिर नै लानु भएको रहेछ चाँडै नै, म त अब केही भएर पो हो कि भनेर।
2: होइन होइन दाइ, घरमा आमा पनि हुनुहुन्न, त्यही भएर हो।
1: ए साँच्ची कहाँ जानुभएको हो र आन्टी, बिहानैदेखि देख्नु भएको छैन त।
2: बड्डाचौर जानुभएको छ।
1: बड्डाचौर केही
2: खै पूजा छ माइतीमा।
1: ए म त रिसाएर नै पो हिँड्नु भएको हो कि भन्ने लागिरहने।
2: होइन होइन,
1: त्यही त बेलुका नि आन्टीले कराइरहेको सुनेको थिएँ।
2: सधैँ त्यस्तै हो दाइ, तिनका आमा छोराको ताल त। कुन दिन म सबै छोडेर हिँडिदिन्छु अनि थाहा पाउँछु।

0: ल ल ल ल उता जा उता जा ल ए ल यो बच्चा होइन जिउमै चढ्न आयो त यो पाठो होइन उता जा भनेको ल हाँसेर बसे है यो कुसुम त भनेको मान्दै मान्दैन लैजा त कुसुम लैजा
1: आऊ मुनु मुनु आऊ आऊ यता
0: कस्तो रहेछ सबै पोते छर्दै आज त पोते उनेर बसिछेस् नि नानी
1: छुलियामा आमाले पोते चुड्यो उन्न भ्याएन भन्नुभएको थियो अनि मैले हुँदिन लागेको
0: अब आमालाई पनि काम छोटिनी तँलाई पनि यसो भविष्यमा काम लाग्ने काम सिकेकै राम्रो
1: छुलियामा पनि
0: ल हेर अहिले अँ र उ गर्छे बिहा गरेर गएपछि यो भन्दा प्यारो चिजहरू केही हुन्न हेर नानी अलिक दिनमा थाहा पाउनेस् है यो कुरा चाहिँ
1: के भन्नुभयो ठुलियामा मैले बुझिन त
0: हरे बिहा गएर गएपछि थाहा पाउलिस् भने नि अनि खोइ तेरी आमा त देख्दिन त म
1: पानी लिन जानुभएको छ आमा
0: ल हेर प्रेम कुमारीको पनि आयु चाहिँ लामै रहेछ है भर्खर तिम्रो कुरा गरेको टुप्लुक्कै आइपुग्यो
2: धारामा नुहाउने लुगा धुनेको भिड पालो पाउनै गाह्रो बल्ल बल्ल एउटीको पालो मिचेर थापे
3: ल हेर यति एउटा पोते पनि उनी सकाएर हुन्छ यो कान्छीले
1: उन्जै छु
3: खै त्यो यतादेखि म हुन्छु पर जा त
2: ओहो कान्छी अलिकति पिठो चालेर राख है भरि तेरो बुवाले ढिँडो खाने भन्नुभएको थियो पिठो चालेर राख्छु भने भुस्सुकै बिर्सेछु
1: मकैको पिठो
2: हो भडार कोठाको ढोका पछाडि छ
1: हस् लिनु आमा पोते
2: त्यो पानीको गाग्रो पनि भित्रै राख है
1: हस्
2: गुरुदेवी दिदी हिजोदेखि तपाईँसँग कुरा गर्छु भने हेर्नु न भ्याउँदै नभ्याएर
0: अनि तिमीले सौगातको अगाडि कुरा नगर्नु भन्या भएर म पनि नआएको नि सौगात निस्केको देखेपछि हत्तलपत्त आइहाले
2: त्यही त हेर्नु न बहिनीको बिहेको कुरा गर्यो कि रिसाउँछ बहिनीको बिहा गरिदिए घर छोडेर जान्छु भन्छ
0: के गर्ने गर्ने भने अब घुर्की लाउँछ नि भोलि पर्सि बहिनी सुने सुने छपक्क भएको देखेपछि दङ्ग पर्छ
2: त्यही त हामीले नि त्यही नै ठानेछौँ अनि कुरा अगाडि बढ्यो त दिदी केटापट्टिकाले के भने
0: अब सुन है प्रेम कुमारी हामीले कुसुमलाई केटोले असाध्यै मन पराए रे हेर्न दिएको फोटो आफैसँग राख्या छ अरे बुझ्यौ
2: हो र मलाई त मन नपराउने हो कि भनेर डर नै लागेको थियो त्यतिको राम्रो घर पछि पाइएला नपाइएला
0: त्यही त मलाई त केटाले हाम्रै कान्छीलाई मन पराउँछ जस्तो त लागेको थियो मान्छे उतौली भए पनि राम्री छे कि मोरी
3: उतौली पनि कहाँ छ र दिदी व्यवहारमा नपस्या मान्छे अलिअलि अल्लारे त भइहाल्छ नि
0: अब जस्ति भए पनि मान्छे चाहिँ भाग्य मानिरहेछ है कान्छी बरु केटाले एकपटक भेटेर गफ गर्नु खोज्या छ अरे बुझ्यौ
2: ए अनि कहिले भेटाउने होला त सकेसम्म यही हप्तामै भेटाउन पाए टिका लगाइदिइहाल्नुहुन्थ्यो
0: अनि तिमीहरूले कुसुमसँग चाहिँ बिहाको कुरा गरेको छौ कि छैनौ
2: छैन दिदी कुरा अगाडि बढेपछि भनौँला भनेर अहिलेसम्म थाहा नै दिएको छैन फेरि सौगातले थाहा पाउने गरी कुरा गर्न नि भएन
0: ए प्रेम कुमारी अब चाहिँ भन्नुपर्छ है बरु छोरीलाई बोलाऊ त म कुरा गर्छु
2: हुन्छ दिदी
3: कान्छी
4: हजुर
3: तला त
2: मैले भनेको त केही नखाने बाजे त्यही भएर दिदीले अलि मिलाएर कुरा गर्नु न है दिदी
0: ल ल
3: किन बोलाउनु भएको आमा
0: ए नानी तसँग एउटा सल्लाह गर्नु छ आइज यहाँ बस
3: के सल्लाह
0: हेर नानी छोरी मान्छेले बिहा गरेर एक न एक दिन अर्काको घर जानै पर्छ घर परिवार राम्रो पर्यो भने जिन्दगी राम्रो हुन्छ तेरो लागि असाध्यै राम्रो घरबाट बिहाको कुरा आएको छ बिहा गर्नुपर्छ है
5: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ गत हप्ता सोधिएको प्रश्न थियो आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ यसको सही उत्तर हो मुनु शर्मा सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत वीरगंजबाट राकेश सिंह बर्दियाबाट प्रतिमा थारू ओखलढुङ्गाबाट भूमिका भट्टराई र नुवाकोटबाट विपिन कुँवर विजेता बन्नुभएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ तपाईँले भर्खरै सुन्नु भएको नाटकको नाम के हो प्रश्न फेरि एकपटक तपाईँले भर्खरै सुन्नु भएको नाटकको नाम के हो
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार। आजी।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 16।
2: आमा म यो लैजान्छु।
3: ए नलैज भने ल खुट्टाएर छोडिस होइन मलाई लज जति भने नि नटेर्ने नचल भनौ नचल भनौ चलिया छ चलिया छ होइन कति साह्रो गर्न सक्या भने
4: के भयो आमा
3: के कहाँ लड्नु लडाएर मरौ नि अचारको सिसी फुटाएर के भनेदेखि भुइँमा आछ
4: हेर
3: फुट्छ बाबु नचला भन्यो मान्ने होइन
4: हेर दाममै बसेछु नि यस्तो यो त नहानेको भए हुन्थ्यो नि आमा
3: के गर्नुपर्छ कसो गर्नुपर्छ हामीलाई राम्रोसँग थाहा छ नसिका तैँले खुरुक्क त्यहाँ फुटेका सिसा उठा बच्चालाई तहमा राख्न सकेन भने पछि दुःख दिन्छन्
4: तलाउने भन्दैमा यसरी मर्ने गरी हान्नु त भएन नि आमा धन्न सिसाले खुट्टा काटिनेछ सन्देशको
3: कतिचोटि भने मैले नचला बाबु फुट्छ भन्यो मरे मान्ने होइन हेर त सत्यानाश नै गर्यो नि यसले
4: सधैँ चकचक गरिरहनु पर्छ है तिमीलाई नि ल ल ल भयो भयो भयो नरौ नरौ नरौ बाबु नरौ ल ल ल ल
3: अहिले फुल फुल्याउ पछि टाउका टेक्दा थाहा पाउँछ बच्चालाई कसै न कसैको डर हुनुपर्छ
4: ल माथि जाऊ बाबु अब नाना लगाएर जोयसी दिदीसँग स्कुल जानुपर्छ है ल
2: हुन्छ
3: आफूलाई एकछिन फुर्सद छैन त्यसमाथि यसरी काम बढाइदिन्छ के भनेदेखि यहाँ आफूलाई फेरि ढाड कडकड खाएर चल्न भएको छैन
4: भयो नि आमा छोडिदिनु न म उठाइहाल्छु नि
3: एकछिन गरेर भयो सधैँ दिनभरि कम्ता सताउँदैन यसले मलाई
4: बच्चा हो कहाँ जाओस् त आमा बाउसाईले हेर्दै नि हुने हो आफूलाई अफिस नगइनी भएन
3: के लछार पाटो लाछ र तैँले अफिस अफिस गरेर जा अब आठवटा हजारले एक छेउ नि पुग्दैन सबै मैले नि गर्नु पर्या छ कुरा गर्छ
4: घरै बसेर पो के गर्ने आमा जागिर गरे त कमसेकम यसो आफ्नो खर्च वर्षको लागि भयो नि अर्को मुख टाक्नु परेन नि
3: त्यस्तो नाथे काम गर्नु भन्दा त घरमा बस्नु नै बेस घर घर भिखारी चाहिँ पैसा उठाउन हिँडेको छ भएको इज्जत पनि फालेछ यसले
4: फाइनेन्सको काम नै त्यस्तै त हुने आमा
3: भो भो नसिका धेरै बोले धेरै हुन्छ खाए तुरिन्छ मैले तँलाई जागिर नगर भनेको पनि यही कारण हो
4: अब म के गरौँ त आमा भन्नु त
5: किन हल्ला गरे हो रामा के भयो
4: कसैले हल्ला गरेको छैन
5: आमा के भयो र
3: तेरी बुढीलाई सोध खालि जुरुक जुरुक मात्रै गर्छ भन्या टेर्ने होइन
4: के टेरी कि छैन र आमा मैले
5: रमा आमासँग मुखमुखै नलाग त तिमी
4: के मुखमुखै लागेको छु र म सत्य एउटै कुरामा किचकिच गर्नुहुन्छ हामीलाई पनि चित्त दुख्छ नि
3: त्यही त तेरै मात्र दुख्ने रहेछ चित्त होइन अबदेखि म केही भन्दिनँ जे जे मन लाग्छ गर जा जा जान मन लाग्छ जा तर तेरो छोरालाई पनि लिएर जा अबदेखि म त्यसलाई हेरेर बस्न सक्दिनँ यहाँ
5: आमा के भयो कि हाम्रो घरको चालामाला म त केही पनि बुझ्न सक्दिनँ
4: अरूको घरमा केही गर्न खोज्दा साथ दिन्छन् हाम्रोमा चाहिँ
5: रमा रमा तिमी पनि नरो फेरि के भयो तिमीलाई भन त
4: मलाई अरू केही थाहा छैन आजदेखि सन्देशलाई हेर्ने काम चाहिँ तिमीले गर
5: मैले के भनेको रमा त्यस्तो
4: के भन्नु नि तिमीले हेर्नुहुन्न छोरा तिमी पनि बाउ हो नि उसको
5: होइन कस्तो कुरा गरेको अब बाउ हुँ भन्दैमा म जहाँ जहाँ जान्छु त्यहीँ त्यहीँ बोकेर हिँड्नु त्यसलाई सुहाउने त कुरा गर कमसेकम

0: इन्दु, ओ इन्दु, भात खान आइजो, आमाले पस्किसक्नु भयो।
1: आउँदिन, मेरो काम छ, दिउँसो धोको लुगा पट्याउँदैछु।
0: धेरै जिद्दी नगर, खुरुक्क आइजो।
1: खान मन छैन मलाई, आफू खानु, म खान्न। मैले भनेको कुरा चाहिँ नमान्ने, मरिगए पनि जान्न।
0: भात नखाने आज?
1: अह, नखाने।
0: यस्तो बेलामा भोको बस्न हुन्न रे के खुरुकेड।
1: होस्, केही हुन्न कहिले काहीँ भोको बस्दा।
0: केटाकेटी पारा नदेखा त, जे कुरामा पनि जिद्दी, जे कुरामा पनि जिद्दी।
1: अनि आफू नै आफू, जे कुरामा पनि मलाई थाहा छैन जस्तो गरे हुन्छ। 12 वर्ष कान्छी नै सही, स्वाइनी पो हुँ त।
0: तनी त 17 वर्ष कि भइसकिस्, बुद्धि चाहिँ अझै केटाकेटीको जस्तो छ। आज म भात पकाउँदिन आमा, तपाईँ पकाउनु श्रेय। अब आमाको घुँडा दुखिया छ भन्ने थाहा छैन र तँलाई, सक्दा त गर्नुभएकै छ नि।
1: म पनि दुई जुकी छु, कहिले काहीँ मलाई नै गाह्रो हुन्छ होला, कुरै नबुझ्ने।
0: तँलाई गाह्रो लागे मलाई भन्न, म गर्छु नि। आमा कस्तो रिसाउनु भयो देखिनुहोस्।
1: खालि आमा आमा मात्रै भन्या हुन्छ, मेरो कुरै नसुन्ने। राम्रो लाउन मिठो खाना दिएर मात्र हुन्छ र?
0: कहिले त्यही मिठो खाना पाइन भनेर झगडा गर्छेस्, मर्यादा गर्दा पनि नहुने।
1: मुखले त गरिहाल्छौ नि मर्यादा, घर व्यवहारमा कहिले मेरो कुरा सुन्ने होइन।
0: चाहिने कुरा गर्थेस् र सुन्नलाई?
1: तिमी नै गर्छौ चाहिने कुरा, नचाहिने कुरा गर्ने मान्छेसँग नबोल्नु नि।
0: धेरै घुर्की नलगाए इन्दु, हिँड्दौ, भात सेलाइसक्यो, धन्ना गर्न बरु म सघाउला नि तँलाई, हिँड्नु।
1: पढ्दैन माया देखाउनु, एक्लै हुँदा माया गरेर के काम? मान्छेको मुखिन्छ जहिले पनि चनक झनक रिसाएको हुन्छ।
0: यस्तै जिद्दी गर्थेस् अनि रिस उठ्छ के मलाई? तैँले भने जे नै हुन्छ त, अब सबै हुन्छ हुन्छ गर्न थाल्यो भने बिहे गरे वर्ष दिन नहुँदै नेत्र पुरै स्वास्थ्यको भयो भन्दैनन् गाउँले?
1: बिहे गरे ताका त जे भने पनि मान्थ्यौ त, मैले दुःख गर्ने तेरै लागि त हो भने होइन?
0: फेरि केटाकेटी पारा देखाइ, यस्तो पाराले व्यवहार चल्छ र भने? ऊ आमा धन्ना गर्न लाग्नुभयो जस्तो छ। आमा छोडिदिनु, अहिले इन्दु आएर गर्थे, तपाईँ आराम गर्नु त, हिँड्न जाउँ।
1: धेरै नगरौ है, आफूलाई आज कस्तो गाह्रो भइरहेछ।
0: मलाई सधैँ गाह्रो नै हुन्छ के,
1: कस्तो कुरा नबुझे होला, भएको कुरा भन्दा पनि नपत्याउने। माया गर्नु नै पोइ पाएँ भनेर आफू चाहिँ सबैलाई सुनाउँदै हिँड्छु, पोइको पारा चाहिँ यस्तो छ।
0: के भयो तँलाई भन्न त अनि? अब फेरि गुड्की लाउँछ, के भयो?
1: ज्यान त्यत्तिकै गलेर आएको छ, हल्का पेट पनि दुखेको छ, केही गर्ने जाँगरै छैन।
0: सधैँ केही न केही हुन्छ तँलाई, मैले पहिले नै भनेको थिएँ नि बच्चा पाउन हतार नगरौँ भनेर, जे कुरामा पनि आफ्नै मनोमानी चल्छ तेरो।
1: छोरछोरी भने बेलैमा जन्माउनुपर्छ, बेलैमा हुर्किन्छन्, बेलैमा व्यवहार छिन्न पाइन्छ।
0: बच्चा पेटमा नबसेसम्म खालि बच्चा बच्चा भन्थिस्, एउटा बच्चा पाइहाल्न पाए आनन्द हुन्थ्यो भन्थिस्, देखिस् कति गाह्रो भयो।
1: बच्चा भने त पाइहाल्ने त हो नि, बच्चा जन्मेपछि मात्र छोरी मान्छेको घर पक्का हुन्छ भन्छन्, अलिअलि गाह्रो त जसरी पनि खपौँला।

0: ओ आयुष, तेरोमा फौजी चलिरहेको छ कि उस्तै हो?
1: चल्या भन्नु कि नचल्या भन्नु, यो साइडमा अलि राम्रो टिप्छ।
0: मेरोमा त घुमेको घुमे गऱ्यो भने यार, खै त्यो झ्यालखोल त अलि आउँछ कि?
1: नभए यता बस्नु न त,
0: झ्यालखोली बस्दै काम गर्ला जस्तो छ। ओ आयुष हेर्दै यता, हेलो रे, यसले त आज पनि म्यासेज गरे यार, तिन दिनदेखि फलो गरिरहेको छ यसले।
1: को हो खै, नयाँ भाउजू हो कि क्या हो?
0: तँ त्यस्तै सम्झे हुन्छ। ए फेरि आइसक्यो के छ राजा, हालखबर किन नबोलेको रे? हेर त
1: खै दिन त म भाउजू दर्शन भनेर रिप्लाई गर्छु।
0: चुप लाग, मलाई भड्कन थाले होला छैन, रिप्लाई यसरी दिने हो यी? मलाई ठिकै छ, अनि मेरो रानीलाई कस्तो छ त? अब के रिप्लाई आउँदो रहेछ हेरे।
1: फेरि आए,
0: के लेखा छ सुन्छस्?
1: म पढिहाल्छु नि खै। राजालाई ठिक भए रानी पनि ठिक हुनु परिगो नि रे। ल
0: अब त थाहा पाइस् नि होइन?
1: थाहा पाएँ यार, यो त तपाईँसँग पुरै फिदा भइसकेको रहेछ नि त।
0: कुरा गर्न जान्नुपर्छ केटीसँग, फिदा नहुन त कुरै आउँदैन नि। ए फेरि आए,
1: ए अहिले फेरि के आयो खै?
0: आज मेरो स्टोरी पिक्चर हेर्यो त? मैले हेरिसके, मेरो बाउ आयो, अहिले अफ हुन्छु ल भाइ।
1: थेट भर्खर रस पर्न थाले बेला अफ भइहाल्यो यार।
0: आज त मैले योसँग लास्टै गफ गर्नुपर्ला भनेको, आज पनि अफ भइहाल्यो यार।
1: मेरो मोबाइलमा यो एड स्टोरी अप्सन नै देखाउँदैन यार, के भयो होला दाइ?
0: किन नदेखाउनु, क्रिएट स्टोरीमा गएर हेर्न।
1: छैन के, हेर्नु न नपत्याई।
0: अपडेट सपडेट भयो कि? खै मोबाइल दे त।
1: ए लिनु।
0: के भए रहेछ खै मोबाइल पनि कस्तो उल्टो जस्तो यार?
1: यो अलिक फरक छ क्या अरूभन्दा, त्यही भएर त भनिरहेको छ नि दाइ।
0: ए यहाँबाट हेर है त, यहाँबाट गएर यो अपलोड गर्ने अनि सेयर गर्ने, हेर है त चेन्ज हुन्छ कि हुन्न। कसको म्यासेज आयो फेरि, के छ कालु?
1: ए खै खै खै दिन त, यो सबैले हेर्ने म्यासेज होइन यार।
0: अरे कस्तो फास्ट कसरी लगिस् त यार, कसले पठाएको हेर्न नि दिनुहोस् त।
1: यो हेर्नु मिल्दैन क्या दाइ,
0: कस्तो रहेछ यार, देखा न मेरो म्यासेज भन्थ्यो हेरिसँग कि
1: भोगे देखाउँदिन
0: साला घुसघुसे विशेष हो र, पुरै डिपमा होस् कि क्या हो?
1: त्यस्तै त्यस्तै हो।
0: अनि तैँले त रोजिनालाई पनि लास्टै मन पराउँछु भन्थिस् त।
1: मन त रोजिनालाई नै पराउँछु, माया पनि उसैलाई गर्छु।
0: अनि यो चाहिँ के हो त फेरि, यता पनि पुरै डिपमा छु भन्छस् त?
1: यो पनि त्यस्तै त्यस्तै हो कि, बुझ्नु न दाइ कुरा मिलाएर।
0: ए मैले बुझेँ, ल खै कोरे चाहिँ देखा नि त।
1: होस् दाइ त्यो त देखाउँदिन, बरु फोटोसम्म चाहिँ देखाउँछ है, पहिले यो लगआउट गर्छु ल, पख्न है ग्यालरी खोल्दैछु। ए हेर्नु त,
0: ओ माई गड, वाओ यार क्या आइटम छ त यार, नाम चाहिँ के रहेछ फेसबुकमा भन्न मलाई, नाम के हो?
1: नाम भन्यो भने त सबै थाहा भइहाल्छ नि दाइ।
0: ए उसो भए नाम नभन्ने त ठिकै छ, तैँले नभने नि उसले भनिहाल्छ नि, तैँले मलाई राम्रोसँग चिनेकै छैनस् केटो।
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा कुन पात्र गर्भवती भएको भर्खरै थाहा भएको छ। यसको सही उत्तर हो रमा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट महेन्द्र रावत, खोटाङबाट विनिता अधिकारी, सुर्खेतबाट पूजा थापा मगर र कास्कीबाट ग्यालो परियार विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई, तपाईँले रु 200 को रिचार्ज जित्नुभएको छ। अब यो हप्ताका लागि प्रश्न रहेको छ, स्कूलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन्? प्रश्न पुनः एकपटक, स्कूलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग हुनुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: हेर्दा हेर्दै दुई वर्ष कि भइहाली नै पूर्णिका
1: हो नि दाई, जन्मेपछि हुर्किन कति बेर लाग्दो रहेछ र बच्चालाई।
2: म पनि के, मलाई पनि मलाई पनि। तिमीहरूले गिफ्ट ल्याएका छौ त?
1: टक्कला र केक त गिफ्ट ल्याउनलाई मात्रै हो नि फेरि।
2: मैले त केही गिफ्ट नै ल्याएको छैन।
1: मैले त जिस्काएको मात्रै हो क्या। ललिउ जोसी, यो चाहिँ तिमीलाई।
3: अनि टिको लगाउनु पर्दैन कन्या केटीको जन्मदिनमा? त टिको लगाइदिएर दान दक्षिणा दिएर मात्रै खाने हो जे देखाए
4: पनि हो नि त।
0: काकाको कुरा पनि ठिक हो है, आफ्नो राम्रा संस्कार र चलनलाई त मान्नै पर्छ।
3: यो त पुस्ता पुस्तामा सार्दै लानुपर्छ। खै त हजुरआमा, हजुरआमाले दियो बालेर टिका लगाइदिनु पर्ने सुरुमा घरकै मुली मान्छे देख्दिनँ म, कहाँ जानु हो खै।
5: मेरो के भाउ छ र यहाँ, म नभए पनि चलेकै छ त सबै।
6: आमा आउनु न, टिका तयारी छ, तपाईँले लगाइदिनु न अनि केक खाउँला सबैले।
5: केक सेक त काटिसक्यो, अब टिका पनि लगाइदेऊ न तिमीहरूकी छोरीलाई, तिमीहरू आफैले।
1: धेरै भाउ नखोज्नु न भने, टिका लगाइदिए त भयो क्या नि। ए आमा पनि
5: के आमा, तेरो यहाँ आमा हुँ म के भनेदेखि सोमत नभएको स्वाट।
6: यस्तो रमाइलो खुसियालीको बेलामा त नरिसाउनु भयो हुने हो आन्टी।
1: चित्त चाहिँ केमा बुझेन आन्टीको?
5: के चित्त बुझ्ने गरेका छन् र? यस्ता धेरै ढसा पारेको स्वाङ रचेको राम्रो होइन के।
1: होइन कसले के स्वाङ रच्यो भने फेरि?
5: बर्थडे मनाउने, खुसियाली मनाउने, खसी काट्ने, भोज भतेर गर्ने त छोराको बिहामा हो।
6: अरे
5: एक त छोरी मान्छे, त्यसमाथि संसारै नदेख्ने
6: नातिनीलाई समेत
5: त्यसमाथि बर्थडेमा नौटङ्की गर्नु पर्छ र?
1: तपाईँ जे मुहा आयो त्यही नबोल्नु न आमा, बहन मन छ भने यहाँ थुपुक्क बस्नु, नभए आफ्नो कोठामा गएर बस्नु त।
7: भोभो उत्सव आमासँग त्यसरी नबोलन दिम।
3: मान्छेलाई आफूलाई लागेको कुरा भन्न दिनुपर्छ के, झगडा गर्ने होइन।
5: झगडा सगडा केही होइन के भनेदेखि, खाने बहाना नै चाहियो भए अरू हजार बहाना भेट्दा हुन्, उतै धावा सावातिर भोज भतेर गरे हुन्थ्यो नि। मेरै आँखा अगाडि यो भाग्यले ठगे कि अभागिनीको जन्मदिन भनेर तामझाम गरेको चाहिँ पचाउनै गाह्रो।

0: एक्लो भइरहन्। हामी आजदेखि यो घर छाड्दिउँ ल भुवा बाबा।
1: होइन, के भन्छ यो उत्सव?
0: जुन घरमा आफ्नै सन्तानको अपान हुन्छ उसको शरीरको खोटलाई अभाइगिर सबै भनेर हेप्या छ। त्यस्तो गरेर किन बस्नु म पनि? हामी आजै निक्लिन्छौँ अनि दुइटै आज भकाइदै कतर्दै हसुर्दै बस्नु तपाईँ आमा।

0: आउँदै त छु नि, जति खाए पनि पुग्दैन है तँलाई। ल गिच, ल पानी पनि खा।
1: बोतलको पानीले आँखा सन्काई सनीले इज्जत गयो पिउने पानीले।
0: आज त दिउँसै ढोकेर आइपुग्यो।
1: बोतलको पानीले आँखा सन्काई सनीले।
0: ओइ लल्ला, खाल्टो छ त्यो। मैले भन्दै त थिएँ कति चाहिँ धोके होला, यत्रो ठुलो खाल्टो पनि नदेख्ने।
1: मलाई कसले धकाल्यो मलाई यहाँ? कसले धकाल्यो?
0: आफू आँखा हेरेर हिँड्नु छैन, कसले धकाल्यो? कि आँखा साखा पनि भट्टीतिर छोडेर आयो?
1: जानी जानी मलाई खाल्टा खसाल्ने त अझ आँखा हेरेर हुन्छ?
0: बढी कुरा नगर है, मैले कसरी खसाल्ने तिमीलाई खाल्टोमा?
1: मलाई मलाई मलाई पहिला बाहिर निकाल नि भन्छु।
0: लागिरहेछ,
1: निकालिदिनुहोस्। तैँले ननिकाल्दैमा नेत्र हिलैमा गाडेर बस्छ भन्ने सोचेकी उसले छैन। ए
0: भगवान्, फुती भन्दा फुर्ती बढी भने यही हो। खुट्टा सोसो गरेर टेक्न सके छैन। गाह्रो भएपछि अय भन्न पनि नपाउने मैले? आफूलाई कमर दुखेर सिधा गर्न नहुने भएको छ।
1: धन्ना दुख्दो रहेछ है तेरो त्यो कमर पनि। के किन नाच्दा नाच्दा कमर हल्लाएर नाच्यो?
0: हेल्थ पोस्टको मिसले एकपटक जचाउन मास्कोट जानु भनेको छ भनेर भनेको भनै छु, उसलाई चाहिँ केही मतलब छैन।
1: के भएको छ र तँलाई? बिहान बेलुका एक थाल भात हसुरेकै छ। सन्चो सन्चो छैन भन्ने त तेरो बानी नै भइसक्यो, मलाई त देख्नै हुन्न। तँलाई एउटा न एउटा कुरा भइहाल्छ।
0: ठुक्क, दुई जु भएको बेलामा जाबु भात खाएको पनि हिसाब किताब राख्ने, यस्ता पनि पोइरे।
1: रात दिन दुःख गरेर पैसा कमाएर ल्याउने म, अनि मैले हिसाब ल्याएर राख्नु नपाउने भन्ने छ?
0: ए घर परिवारले भात खाएको हिसाब राख्ने? भट्टीमा गएर कुकुरको मुतमा कति पैसा सकाइसक्यो, कहिले त्यसको हिसाब किताब राखेको?
1: सकाए पनि आफैले कमाएको पैसा सकाएँ, तेरो बाबुले दिएको छैन क्या रे?
0: अब हुँदा हुँदा तिमीलाई कुकुरको मुत घिच्न मेरा बाउले पैसा दिन पर्ने?
1: नेत्रका हात खुट्टा अहिलेसम्म तगडाली छन् बुझिस्? म आफै कमाउँछु, आफै उडाउँछु।
0: तिमी त उडाइहाल्छौ नि, आफूलाई व्यवहार कसरी गरौँ भन्ने छ। खै चामल सकिन लागेको छ, चामल किन्ने पैसा देऊ।
1: दिन्छु पैसा, बोल तैँले चाहिँ मलाई दिएन। अस्ति मसँग जबरजस्ती गरेर खोसेर लगाए होइन पैसा, खै त्यो
0: त्यो पैसा त सकिहाल्यो नि।
1: तिन तिन हजार दुई दिनमा सकिन्छ?
0: किन सकिँदैन? जहाँ सुकै उधारो कारोबार गर्नुपर्छ, जाबु त्यति पैसाले के नै हुन्छ र?
1: तँलाई जति पैसा दिए पनि पुग्दैन। उधारो तिर्नलाई एक हप्ता अघि मात्र मैले पैसा दिएको थिइनँ त।
0: जाबु त्यो एक हजारले कता तिर्ने? घरको खर्च कति छ थाहा छैन तिमीलाई?
1: हेर, अरू कुरो मलाई थाहा छैन, मतलब पनि छैन। मैले राख्न दिएको पैसा मलाई फिर्ता गरिहाल।
0: नकराउ है बर्ता, छैन पैसा छैछ।
1: कहाँ जान लाग्यो? कहाँ जान लाग्यो? खुरुकै दिए
0: उता देऊ।
1: यहाँ दिए भन्दैछु मैले तँलाई, अहिले तैँले तैँले मलाई ढकाल्ने? म तैँले मेरो हात नभेटेर चढेकी कि तँलाई तँलाई यही नभेटेको होइन, तैँले यही नभेटेर होइन, तैँले ल्याउनु गरेर मसँग

0: के भयो आयुष, बस्ने हो र?
1: एकछिन बसौ न, लास्टै थकै लाग्यो भने।
2: अनि तैँले त साइकल नन स्टप स्पिडमा चलाइरहेछस् त, मलाई त भेट्नै दिँदैनस् है।
1: साइक्लिङ गर्ने भनेर हिँडेछ, अलिअलि त चलाउनु पर्यो।

0: खै तेरो ब्यागमा पाइन्छ होला त्यो त
1: छ ए ल ए सबै सकिस् क्या हो मलाई पनि राख्दैन थोरै
0: छ इल कसले फोन गर्छ बिहान बिहानै हेलो हजुर हजुर म बोल्दैछु को बोल्नु भयो र ए ए ल ल ल धन्यवाद दाई हस् हस् ल
1: ए को आयोस्
0: त्यही विपिन दाई रहेछ ल बधाई छ तिम्रो पत्रिकामा पनि अन्तर्वार्ता आएको रहेछ भनेर फोन गर्नुभएको
1: तेरो पत्रिकामा अन्तर्वार्ता आएको छ र कुन पत्रिकामा हो भन् त म अहिले लिएर आउँछु
0: के थाहा त मैले पनि भर्खरै थाहा पाएछ अनि
1: ए यस्तो त मान्छे छ अन्तर्वार्ता कहाँ दिएको भन्ने पनि थाहा छैन र आएको नआएको पनि थाहा छैन
0: यहाँ मान्छेलाई कुन तनाव छ तैँले पत्रिकाको कुरा गर्छ सर
1: के को तनाव फेरि अझै रोहन जेल गइसक्यो त अझै पनि तनाव नलेन यार
0: जेल गयो भनेर हुन्छ र केटाहरू लगाइरहेछ भन्छन्
1: ह्या त्यस्ता मुला जेल छिरा मान्छेको पछाडि को लाग्छ र को केटा हुनु केही हुन छाड्दे केही परेपछि म छु नि ए टेन्सन नगर्न साथीको लागि यो ज्यान हाजिर छ क्या
0: ए ल धेरै गफ नदे परे होला सात कोस भाग्ने होला
1: के भन्यो तैँले थारूको बच्चा हौ धेरै कमजोर नठान्ने यार
0: नरिसान के भन्छस् भनेर भनिदिएको त
1: यहाँ रिसा छैन जाने होइन अब
0: तँ यता लाग्ने म उतातिर त जाने भए जा म एकछिन बस्छु नि
1: ल म गएँ
0: ल ल अनि दिउँसो फोन गर है
1: ओके
2: अरे आयुष के हो यस्तो म त एकछिन चिन्न सकिनँ त
0: किन अब मलाई चिन्न पनि छोड्यो र
2: त्यस्तो होइन कि अब कहिले नआउने मान्छे बिहान यसरी बाटोमा देख्दा त पत्यारै लागेन अनि त्यो जाने किसान होइन
0: त्यही हो हामी बिहानै साइक्लिङ गएको थियौँ अनि यसो थकाइ लागेर प्रतीक्षालयमा बसेको
2: ए जाउँ हिँड हाम्रो कोठामा चिया खाएर जाउला
0: भइग तिमीलाई नि रुगा लागे जस्तो छ रुममा पनि दाइ आएको छ अन्टी छ भन्दै थियो फेरि के भन्लान्
2: ए के हुँदैन के दाई त मर्निङ वाक जानुभएको छ जाउँ न हिँड
0: होस् समय मिलाएर पछि आउला नि
2: आयौ तिमी मेरो कोठा जानुपर्छ भनेर होला यो बाटो त हिँड्दैनौ
0: त्यस्तो नसोच न रोजिना तिम्रो कोठा आउने तिमीसँग बस्ने के मलाई मन लाग्दैन होला र
2: अनि किन आउँदैनौ त
0: तिम्रो त्यो छुच्चो दाइले तिमीलाई फोक्कड गाली गर्छ मेरो कारणले तिमीलाई किन अप्ठ्यारो पार्नु
2: कुरा गर्न त खुब जाने छ है खै अलु त सर
0: अलि कसैले देख्यो भने
2: ल देखि के भयो त अनि हामीले के गराएछौ र माया गर्ने मान्छेसँग एकैछिन बस्न पनि नपाउनु
0: पत्रिका पनि ल्याएछौ त कुन पत्रिका हो खै
2: नयाँ अक्षर हो किन पढ्ने हो र
0: खै देऊ त बसन बस खै छैन त
2: के खोजे यसरी
0: मेरो अन्तर्वार्ता छापेको छ भन्दै थियो
2: तिम्रो अन्तर्वार्ता रे के हो तिमी त ठुलै मान्छे भयो कि क्या हो भेट्यो
0: यहाँ पो रहेछ हेर त रोजिना
2: खै खै हेरौँ अनि फोटो चाहिँ किन यस्तो पुरानो दिएको त
0: मैले फोटो त दिएकै छैन फेसबुकबाट निकालेछन् नि
2: तर पुरानो भए पनि कस्तो राम्रो देखाएको छ तिमीलाई एउटा कुरा भनौँ
0: भन न
2: तिमीलाई यो कपाल माथि फर्काएको अनि हल्का जुङ्गा राखेको यस्तो राम्रो देखिन्छ नि
0: हो र तर तिम्रो दाइले चाहिँ किन होला है मलाई देखि नसहनु भएको
2: खै त्यो त के छ
0: यदि हाम्रो सम्बन्धलाई तिम्रो दाइले कहिले स्वीकार गर्नु भएन भने हामी के गर्ने होला
3: नमस्ते मेरो नाम दीपक गौतम सुर्खेत जिल्ला चौकुने गाउँपालिका वार्ड नम्बर 1 म रोपे गुना फल नाटकको नियमित श्रोता मलाई यो नाटक धेरै मनपर्छ म एक दृष्टिविहीन पनि हो साना साना भाइ बहिनीहरूलाई पढाउने काम पनि गर्छु विभिन्न शारीरिक समस्या भएका भाइ बहिनीहरू छन् उनीहरूलाई कस्तो खालको व्यवहार गर्ने भन्ने कुरा मैले रोपे गुना फलबाट सिकिरहेको छु मेरो एउटा सानो छोरी छ उसलाई भविष्यमा कसरी बढाउने कसरी पढाउने कसरी लेखाउने र उसलाई कसरी शिक्षा दीक्षा दिने र उसको जीवनको कसरी असल अभिभावक बन्ने भन्ने कुरा पनि मैले रोपे गुना फलबाट सही समयमा सिक्ने स्वर्णिम अवसर प्राप्त गरेको छु
4: गत हप्ता सोधिएको प्रश्न थियो प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ यसको सही उत्तर हो मंगसिर 4 गते सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुमबाट तृप्ति मगर बैतडीबाट दिहांश महर प्युठानबाट बालिका सुनार र दैलेखबाट शमशेर सिंह विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डा चौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? प्रश्न पुनः एकपटक, बड्डा चौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 72
2: टोकेर मान लगाइसकेछ
3: बल्ल बल्ल सुतेकी थिए लाता लाग्ला है कुसुम अलि फर्छन्
2: छाउकर पनि अति सानो के यहाँ त बस्न नपरे पनि हुन्थ्यो नि
3: आफ्नो भाग्यमा भएको कुरा पनि गर्न नपरे हुन्थ्यो भनेर हुन्छ हातैमा भएको फोन उठाउनु पनि कति समय लगाएको छिटो उठाउनु न अहिले फेरि नानी नुन्चे
4: होस् उठाउँदिन
3: कसले गरे हो र
4: हरिसले
3: फेरि हरिसकै हो अरे शिव उठाउनु न फोन बिचरा हरिस फोन गरेको गरेछ उठाउँदै नउठाउने पनि हुन्छ र भने
4: बोल्न मन लागेको छैन के बाउजू
3: अहिले बोल्न मन लागेको छैन भन्दै बस्नु भोलि पर्सि हरिस टाढा भयो भने रुँदै हिँड्न पर्ला है कुसुम मैले भन्दा छु
2: त्यो रुँदै चाहिँ हिँडिन्न है बाउजू यो कुसुम त्यति कमजोर पनि छैन
3: अहिले पर्या छैन र त्यस्तो भन्नुहुन्छ नि
2: खै बाउजू खालि भागो मात्र भन्छ त्यो मेरो अप्ठ्यारो बुझ्नै खोज्दैन
3: आफ्नै मात्र चिन्ता छ उसले हरिसले भागौँ भनेर गलत गरे जस्तो चाहिँ लाग्दैन है मलाई
2: उसलाई पो भन्न सजिलो छ मेरो समस्या तपाईँले नि बुझ्नु भएको छ त
3: उसलाई पनि कम टेन्सन छ र तपाईँको बिहेको कुरा चल्या थाहा पाएपछि मसँग आएर कस्तो रोको थिएँ म कुसुम बिना त बाँच्न सक्दिनँ दिदी भन्दै थियो त्यस्तो माया गर्ने मान्छेलाई रुवाउनुहुन्न है कुसुम
2: बोजू पनि के भन्नुहुन्छ मैले कहाँ रुवाएको छु त हरिसलाई
3: अलि दिनमा तपाईँलाई घरबाट बिहे गरेर पठाइदिइहाल्छन् अनि थाहा पाउनुहुन्छ यसै उसै बिहा नै गर्नु छ भने आफूलाई माया गर्ने मान्छेसँग नै गर्ने नि आँट गर्नुहोस् है कुसुम नत्र मेरो जस्तै हालत होला
2: के
3: मैले तपाईँलाई भनेको थिएँ नि तपाईँको दाईसँग बिहे गर्नु अघि मेरो एकजना थियो भनेर उसले पनि मलाई भागेर बिहे गर्ने भनेर कति भनेको थियो मैले आँट्ने गर्न सकिनँ
2: हो र
3: पछि उसले घरबाट खोजा केटीसँगै बिहे गर्यो मैले तपाईँको दाईसँग त्यति एउटा आँट गर्न सके भए आज मेरो जिन्दगी अर्कै हुन्थ्यो तपाईँको त्यस्तो नहोस् भनेर भने हो कुसुम
2: खै बोजू के गर्ने गर्ने मैले त सोच्नै सकेको छैन
3: धेरै सोच्न किन पर्यो आफूले मन पराएको लोग्ने होस् घरभरि छोराछोरी हुन् खाना लाउन सुख होस् त्यति भए के चाहियो टिकेटी मान्छेलाई
2: अनि नेता दाईसँग बिहा गरेर तपाईँ खुसी हुनुहुन्न बाउजू
3: खै खुसी भन्ने कि दुःखी भन्ने बाहिर हेर्दा सबै राम्रै छ एउटा छोरा जन्माउनु पाए मन पनि सुखी हुन्थ्यो कि हामी केटी मान्छेको काम कर्तव्य जे भने पनि पहिला रिजाएर उसको घर गरेर खानु नै हो कुसुम आफूलाई माया गर्ने मान्छे भयो भने आफूले भने अनुसार हुन्छ एकले अर्कोलाई सजिलोसँग बुझ्न सकिन्छ पहिला रिजाउन पनि सजिलो हुन्छ उफ तपाईँले फोन उठाउनु भएन भनेर हरिसले मलाई फोन गरे ल लिनु
2: ल मलाई किन दिनुभएको
3: यो फोन हरिसले मेरो लागि भन्दा पनि तपाईँको लागि गरे हरिसको फोन उठाएर आफ्नो खुसी खोज्ने कि मेरो जस्तै जिन्दगी बनाउने निर्णय तपाईँको हातमा छ है कुसुम
5: अनिकडा आज त नयाँ पेन्ट लगाइछ त गिफ्ट दियो कि क्या हो कसैले
6: कहाँ गिफ्ट आउन मलाई गिफ्ट दिने को छ र
5: के थियो यसो डिम्पलले दिए कि भनेर अचेल त भेटघाट पनि डह्रो गइरहेको रहेछ त
6: डह्रो त होइन हल्का फुल्का
5: अस्ति पनि डह्रो भएको रहेछ त होटेलमा घन्टा हानियो अरे त
6: त्यो किसनले भन्यो तपाईँलाई
5: तैँले भन्ने छाडिहालिस् क्या अरे
6: होइन मैले सेयर गरौँला भनेको थिएँ अलि मिलिरहेको थिएन कि
5: ए
6: आज त टिकटक छोड्नु भएकै छैन त दाइले केही विशेष छ क्या हो
5: सनी हेर्छस् मलाई हेराउने एउटा भिडियो छ यहाँ रुकै अनि भर्खरै त देखाएको थिएँ त यार आयो हेर त
6: के रहेछ र खै हेरौँ
5: ला हेरी
6: कति न के होला भनेको त त्यही डिम्पलको टिकटक पो देखाउनुहुन्छ यार।
5: केटी त सही देखिन्छ नि होइन, चेस्ट हेर्नु चेस्ट अझै
6: लिनु आफै हेर्नु।
5: हुन त सबै लाइभ हेरिरहेको मान्छेलाई टिकटकमा हेर्न के मजा आउँथ्यो र होइन।
6: छेड्नुहोस् यस्तै कुरा, बरु हिजो तपाईँको टिकटक देखिरहेको थिएँ मैले।
5: कस्तो टिकटक देखिस् र? अचेल त खासै बनाएको पनि छैन मैले।
6: खै त्यो माला टिका लगाएको थियो त एउटा,
5: ए त्यो बाउले चुनाव जिताए बेलाको यही भने अवस्थाले होइन?
6: अँ यही हो। म त तपाईँलाई गाउँ गएको बेला सम्मान गरेछन् कि भन्ने लगाइरहेको थियो भने।
5: होइन त्यस्तो, आफू त तँ जस्तो क्रिकेट खेलाडी पनि परिएन, के भनेर सम्मान गर्नु नि?
6: क्रिकेटको नभए पनि केटी पट्याउनमा त एक नम्बर खेलाडी हो नि तपाईँ त।
5: छोड्दै यस्तो कुरा, अनि तेरो क्रिकेट कस्तो भइरहेछ त? अर्को हप्ता टुर्नामेन्ट भने होइन?
6: ठिकै छ, यसपालिको टुर्नामेन्ट चाहिँ बब्बाल गर्ने हो।
5: गर्न परिहाल्यो नि, क्रिकेटको हिरोले अलिअलि नि गरेन भने कलेजको इज्जत कहाँ रहला र? तेरो हात चाहिँ अलिक ठिक ठाउँमा राख यार, पलाउटा खाना आएको छ, पुरै पाइनभित्र हात हाल्दैछ। तेरो पाठ पूजामा समस्या छ क्या हो केटा? खुब कनाइरहेको छस् त अघिदेखि।
6: त्यस्तो होइन, पाइन नयाँ भएर हो कि, हल्का चिलाइरहेको छ।
5: जे भए पनि अलिक कन्ट्रोल गर्न यार, त त पुरै भातै भित्रभित्र हाल्दैछस् त।
6: ल ल अब कन्ट्रोल गर्छु।
7: हजुरले चार परौठा दुई ठाउँमा तरकारी भन्नुभयो
5: हो त, राख त हात धुनु गइहाल त पहिला।
6: भर्खरै त सँगै धोएको होइन र?
5: चाह भने जा न, कनाको कनाइ गरिरहेछ। अनि
6: तपाईँ पनि के नियम निकाल्नुहुन्छ यार?
5: ए भाइ, यो परौठा पनि दुईवटा भाँडामा बनाएर ल्याऊ त यार।
6: ल अब त भयो होला नि होइन?
5: अँ भयो, अब चाहिँ कोही कनाउने होइन नि त्यहाँ।
6: हुन्छ कि हुन्छ, कहीँ कनाउँदैन।
5: तर मलाई एउटा कुरा जान्नु मन लाग्यो।
6: के कुरा?
5: तेरो यो कनाउने तालले यसपालिको टुर्नामेन्ट जितिन्छ त? त्यसमा पनि आदर्शको टिम त्यस्तो मिलेको छ अहिले।
6: आदर्शलाई त पहिला पनि दुईपटक जित्यो नि।
5: पहिलाको कुरा नगर्न केटा, उनीहरू कहिलेको म्याच हेरिरहेछस्? यसपालि मुस्किल छ।
6: साँच्चै हार्छौ त? बेट लाउने हो?
5: ल पाँच हजारको बेट भयो। ल हारिस भने नि, छैन भन्न पाउनुहोस्। जहाँबाट भयो नि मलाई चाहियो।
6: ल डन। ल
8: यसै पालि मलाई जिताएर वडाध्यक्ष पनि बनाउनु भयो, अनि यसै पालि जगन्नाथको मन्दिर बनाउने मेरो चाहना पनि पुरा गरिदिनु भयो। सबैलाई धन्यवाद छ है।
9: पालिकाको बजेट त गाउँ नगरको विकास निर्माणमा पो लाउँछ लालुकाका।
10: अर्काको गाउँको बारेमा कति चासो हो यिनलाई? के भनेदेखि आफ्नो गाउँ साङ्गाडीमा के भइरहेछ थाहा पनि होला के?
9: अब जहाँ बसिन्छ त्यही आफ्नो गाउँ हो नि आन्टी। यहाँ पनि बोल्न पाइन्छ? म आएदेखि बजारको हालत उही छ। फोहोर उस्तै, सडक उस्तै, खानेपानी उस्तै, स्कुल उस्तै, स्वास्थ्य चौकी पनि उस्तै, तपाईँहरू मन्दिर माग्नुहुन्छ।
10: कुरा त हो है, यो पाँच वर्षमा केही विकास भएको छैन। शालिक चोक वरिपरिको 300 मिटर बाटो पिच हुँदैमा सारा माझकोटको विकास हुन्छ त?
11: मान्छे बिरामी हुँदा उपचार गर्ने गतिलो अस्पताल समेत छैन, खै त्यो त ध्यान। ढल नाली केही गतिलो छैन, कसको बजेटले बनाउने हो त्यो?
10: अँ आमा समूहलाई पनि चाहिन्छ है बजेट त, के भनेदेखि त्यही एउटा समूहको भवन बनाउने हो।
8: आमा समूहलाई चाहिन्छ भने बाउ समूहलाई पनि चाहिने होला होइन जगत?
9: अब कसलाई चाहिने नचाहिने भन्दा पनि यहाँ सबैले आआफ्नो आवश्यकताको कुरा गरेको हो। मुख्य कुरो वडाको बजेटले मात्रै यी सबै योजना बन्न सक्छ कि सक्दैन भन्ने हो।
8: ल वडा सचिवज्यू, उहाँले भनेका योजनाहरू सबै टिप्नुहोस् है।
12: होइन होइन होइन, यो बाउ समूह हाम्रो रिस गर्न खोल्या समूह हो। खै दिदी,
8: खस्या खुसुक नगरौँ त। सबैले यता सुन्नुहोस्, आमा समूह बाउ समूह भनेर मात्र बजेट पाइन्न, आफ्नो समूहले के काम गर्न बजेट खोजेको हो यो कुरा चाहिँ प्रष्ट हुनुपर्छ है।
10: त्यो त भनिहाल्छु नि, हाम्रो आमा समूहले बहुउद्देश्य सामुदायिक भवन बनाउनु खोजेका छ। के भनेदेखि 10 लाख त चाहिन्छ चाहिन्छ, बरु त्यो हुँदो नहुँदोको बाउ समूहलाई नदिए नि हुन्छ।
9: एउटा कुरा भनौँ वडाध्यक्षज्यू,
8: खुरुक्कन लालु काका भने भइहाल्यो नि, के अध्यक्ष भनिरहने।
9: अब जनप्रतिनिधिको इज्जत गर्नु परेन त काका।
8: ल ल भन।
9: अब हेर्नुहोस् है, यहाँ धेरैको प्रतिनिधित्व छ, दलित, महिला, ज्येष्ठ नागरिक आदि आदि। अब यो भेलामा बालबालिका खोइ त, बजेट त उनीहरूको नाममा पनि आउँछ।
10: कस्तो कुरो गरेको होला, बाउ आमा आइसकेपछि केटाकेटी किन चाहियो?
13: फेरि केटाकेटीका लागि त स्कुलमै जान्छ नि बजेट त। गाउँमा केटाकेटीको लागि पालिकाबाट माग्नुपर्ने काम के नै पो हुन्छ र?
9: किन हुँदैन? उनीहरूको क्षमता विकास, व्यक्तित्व विकास आदि कामको लागि बालबालिकाको यो क्लबहरू छ नि, यिनीहरूले कति धेरै काम गर्न सक्छन्।
8: त्यही त,
9: अब उनीहरूलाई पनि त सहभागी बनाएर तिमीहरूको नाममा आउने बजेट के गरौँ कसो गरौँ भनेर त सोध्नु पर्यो नि, होइन र?
11: अब टोल बेला अहिले भइरहेछ, अहिलेको अहिले तत्काल कताबाट बालबालिका खोज्नु, अर्को पटकदेखि बालबालिकालाई पनि समावेश गर्ने।
14: बरु भनौ न त, बालबालिकाका लागि के हुन्छ त्यस्तो योजना?
9: एउटा योजना छ, बाउ समूह मार्फत बालबालिकाका निम्ति खेलौना बनाउने तालिम गर्न सकिन्छ।
13: के रे के रे, अब केटाकेटीको खेलौना बनाउनु, बाउ समूहलाई तालिम दिने, के के सुन्न पर्छ है निमगली दिदी
10: हो भने? पालिकाको बजेट खोला फाल्ने खेलो हो यो के? यस्तो नचाहिँदो कामको लागि पैसा खेर फाल्ने होइन, केटाकेटीकै नाममा बजेट आछ भने पनि अरू काममा लाए हुन्छ।
9: बालबालिकाको नाममा आएको बजेट एक रुपियाँ पनि दुरुपयोग गर्न पाइँदैन है, बरु बाउ समूहले बजेट नपाए नपाओस् केही छैन, उनीहरूको बजेट दुरुपयोग भयो त मात्रै कहाँ गएर के उजुरी दिनुपर्छ मैले जानेछु।
15: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेतानी बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
16: गत हप्ता सोधेको प्रश्न थियो, बालबालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? यसको सही उत्तर हो दण्ड सजाय। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट सेतराज खनाल, बैतडीबाट बिनु महरा, दाङबाट मौसम पाण्डे र सल्यानबाट अप्सरा विश्वकर्मा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी। प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी।
17: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 94।
2: के भयो आमा, के को हल्ला खल्ला हो?
3: के हुनु मोहन, हेर्न यता तेरो भाइको उपति के नै बिजनेस गर्छु भनेर काला कुखुरा पाल्न थालेछ। बिरालोले एउटा कुखुरा त समाइहालेछ, त्यही धपाइराख्यो नि।
2: ए कडकनाथ पालेछ दाइ त भन्दै थियो उत्सवले, बडा सप्रेका रहेछन्। थाहा छ आमै, एकदम फाइदा छ यसमा, राम्रो पैसामा बिक्छ, नाफा आए चाँदीका कम्पनी माला किन्दैला त भाइले।
3: चाहिएन कसैको केही, अर्काको भरा कुखुरा छोडेर आफू कता पिकनिक सिक्निक खान गइरहेछन् त्यसका सन्तान। यो साउन मासा के को पिकनिक होला? दाजु घर आछ, जनै पुर्या आइराखेको छ, घरै चाड मनाए हुन्थेन र? बिना स्वादे यता बेन्ची अब
2: भइगयो नि त, साथीहरूसँग गएको होला, अलि बेरमा त आइहाल्ला नि, किन गाली गर्नुहुन्छ बेकारमा?
3: मेरा गालीले छोए पो तिनीहरूलाई, मलाई त यिनीहरूमा ठुलै दोख छ कि झै लागिरहेछ, बुझिस म त आछ। यही बेला भूत शुद्धि गरिदिनु पर्छ कि क्या हो?
2: आमा पनि अहिलेको जमाना पनि के को भूत र सुत हो, तपाईँ पनि हँसाउनुहुन्छ।
3: तँलाई हाँसो लाग्यो होला, भूत हुन्छन् के भूत हुन्छन्।
2: भूत त हुन्छन् आमा, तर सबै कथा कहानीमा मात्रै, त्यही भएर भूत लाग्यो भूशुद्धि गरौँ भनेर दुनियाँका अगाडि हाँसोको पात्र नबन्नु के।
3: होइन, तिमीहरू मैले नै जन्माएका छोराहरू त हौ नि साँच्चीकै।
2: खोइ त अब त्यो कुरा त तपाईँलाई नै थाहा होला, हामीले त हाम्रो आमा भनेर तपाईँलाई नै हो चिनेको।
3: मेरै छोराहरू हौ भने मेरो कुरामा किन विश्वास लाग्दैन तिमीहरूलाई? ठुलो पनि उस्तै, कान्छु पनि उस्तै, बुहारी बनाउँदाहरू त अर्काकी छोरीहरू भइहाले, नाति नातिनाहरू जहिले ब्याज।
2: जमाना अनुसार बद्लिनुहोस् के आमै, नभएको कुरामा हाम्रो जमानामा यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भनेर अड्डी नकस्नुहोस्, तपाईँलाई सबैले मानेकै त छन् नि।
3: ए तैँले पनि मैले भनेको किन मान्थिस् र? चौघारा रुवाउँदै छोडेर गएको त होस्, मैले थाहा नभयो र?
2: फेरि पुरानो कुरा
3: हो नि त, मेरा दुवै छोरालाई तिनका स्वास्नीहरूले इन्द्रजाल लाए कि टुना मोहनी लाए कुन्नि, मेरा कुरै सुन्दैनन्।
2: अब यस्ता जादु टुना मोहनी मन्त्र आदिका कुरा नगर्नुहोस् के, भाइ बुहारी मेहनती नै छन्, मिलेर बस्नुहोस् न। अब तल विलासनगरतिर जाउँ भनौँ भने तपाईँ गर्मीले टिक्नुहुन्न?
3: बरु लानु मन छैन, यही थच्यौ आमै भन्न।
2: नरिसाउनुहोस् न आमा, तपाईँलाई यही ठिक छ के, पहाडको चिसो पानी खाएर हुर्केकालाई तराईको पानी मिठो लाग्दैन, अनि फेरि म बेला बेलामा फल फूल मिठाई लिएर भेट्नु त आइहाल्छु नि।
3: छोरा कस्ता हुन्छन्, बुहारी कस्ता हुन्छन्, सबै देखिसके भोगिसके मैले, अरू के चाहियो र यो भन्दा? के भनेदेखि उसरी त मलाई पनि माझकोट छोडेर कतै जानु छैन छोरा।
2: सुन्नुहोस् आमा, कहिलेकाहीँ म कस्तो छु भनेर आफूलाई पनि ऐनामा हेर्नुपर्छ के, सधैँभरि अर्कालाई मात्रै दोष देखेर हुन्छ र?
3: के भनेदेखि जसको दोष छ उसलाई दोष त देख्नै पर्यो नि।
2: तर मेरो नजरमा त उत्सव र रमाको पनि खासै दोष देख्दिन।
3: भयो भयो भयो, मैले तेरो सबै कुरा बुझिसकेँ। मेरो भाग्यमै भाबीले दुई दुईवटा छोरा भएर पनि बुढेसकालमा एक्लै बस्नुपर्ने लेखेको रहेछ भने कसैले मेटेर मेटिन्न भइगयो।
2: भाबी साबी केही होइन आमा, सब कुरा आफ्नै कर्मको लेखा हो।
3: त आएर भाइ बुहारीलाई सम्झाउलास् कि भन्ने आश थियो, त्यो आश पनि मर्यो। अब मलाई तिमीहरू कसैको अनुहार हेर्नु पनि छैन, कसैको गाँसे लाग्नु पनि छैन।
2: त्यति कामले मलाई बोलाएको हो भने सम्झाउनसम्म त म सकुँला, तर कर चाहिँ गर्न सक्दिनँ है।
3: भयो नि त भयो भयो भयो, जा अबदेखि तेरा फलफुल मिठाई उतै खोलामा बगाए, मेरा लागि दुःख पाउँदै तँ यहाँसम्म आउनु पनि परेको छैन, यो धरतीमा आएको पनि एक्लै जाने पनि एक्लै।
2: हे भगवान्, यी आमालाई पनि कति सम्झाउनु, मैले केही भनेर सम्झिने होइन।
3: जा गइहाल तँ यहाँबाट गइहाल, यहाँ नबस।
4: कुसुम पानी आयो,
5: बाल्टी थापे नि त।
6: उठ्नु बस्नु पनि भएको छैन।
7: तपाईँ कसले मरुन्जेल एक्सर्साइज गर्नु भनेको थियो त है?
4: हेर मलाई, 3 महिनामै 5 किलो मोटाइसके, यस्तै तालो भने त म त हात्ती हुन्छु होला।
7: हो त्यो चाहिँ हो, त्यही भएर मैले तलाई धेरै नखा भनेको होइन।
4: अनि भोक लागेपछि खानु परेन?
7: अँ हो, खानामा कन्ट्रोल नगरी वेट घट्दैन भन्ने थाहा छैन तँलाई?
4: हे मजाले एक्सर्साइज गरेपछि घट्छ अरे क्या, बरु तँ पनि अहिलेदेखि नै एक्सर्साइज गर्न थाल, मोटाएपछि त घट्ने गाह्रो हुँदो रहेछ। मुस्काइसके ती के भयो?
7: हिजो तैँले मलाई स्कुलमा सिकाइदिएको एक्सर्साइज थियो नि, त्यो घरमा मैले सौगातालाई देखाउँदै थिएँ। बुवा त पर बसेर हाँसेर हेरिरहनु भएको रहेछ के, मलाई त कस्तो खुसी लागेको।
4: ए हो ए ओ साँच्ची कञ्चनले खै के त्यो सौगादाले के गर्नुभयो भन्दै थियो त?
7: ए त्यो कञ्चनको बिहाको कुरा चलाएछ के, अनि सौगात दाईले त्यही बिहा रोक्नु खोज्दै हुनुहुन्छ।
4: किन?
7: कञ्चनको बिहा गर्ने बेला भएको छैन भनेर नि।
4: छोड्दे
7: ब्यासाको कुरा नगरौँ, छोड्दे बरु आइज यो लुगा पखाल दे दि।
4: कस्तो रहेछ बाँधनी गर्न। हस् म्याडम हस्। हेलो आइस्ताई, कहिले आएको तपाईँ?
8: म अस्ति आएको। तिम्रो के छ गौरी?
4: सब ठिक छ दाई।
8: अनि मोटा छौ त?
4: सरले त्यस्तै भन्छ भने।
8: तिमीहरूको लुगा त थुप्रो रहेछ त, होइन धोइसक्नु कतिहरू लाग्छ?
4: किन दाई?
8: नुहाउँ कि भनेर आएको थिएँ।
4: ए नुहाउनु न त, यहाँ गौरी त यतापट्टि लुगा पखाल्छ। ल दाई नुहाउँदा हुन्छ है?
8: होइन ठिक छ ठिक छ, तिमीहरू पखाल न पहिला।
4: तपाईँलाई हतार छैन र दाई?
8: हतार त त्यही इन्दु माइजूको बाहिर कता जानु छ अरे, छिटो गरेर नानी हेर्न आइदिनु है भन्नुभएको थियो।
4: त्यसो भए नुहाउनु नि त दाई।
8: होस् होस् तिमीहरू सिद्ध्याउन पहिला।
4: ओए त्यतिकै किन हाँस्यो कि त ओए? होइन कि आयुषालाई हाम्रो अघि नुहाउन लाज लागिरहेको छ कि, खै त तैँले बुझेको भने होइन आयुष दाई?
7: ए हो दाई सहिले भाइ, दाई लाज मान्नु पर्दैन।
8: लाज छैन छैन, मानेको छैन।
4: होला होला लाज नमाना भयो किन कान जाटो हुन्छ त? ओ कुसुम तेरो त्यो त्यो एउटा कविता थियो नि के अरे त्यो त्यो के त्यो आकाशको के चरिँदै डुल्न पाए अनि त्यो लाजको पर्दा च्याटिदिन पाए कुनै के चरि ओए अर्का कविता बिगार्छस्। हाँ खै के त्यो के पो थियो त? मलाई आएन कि ल तै सुनाइदियो त एकचोटि।
7: नै भन्दैन
4: भन्न हौ के भाउ खाकी
7: भन्दैन।
8: त्यही त भन न म पनि सुनौ।
7: दाइले भनेर मात्रै भन्नुहुन्छ
4: सुनौ है। आकाशको चरी झै स्वतन्त्र उड्न पाए, लाजको पर्दालाई दुई हातले बेसमरी च्यातिन पाए, जीवन कति सुन्दर हुन्थ्यो होला स्वच्छन्द स्वतन्त्र त्यो पन्छी बन्न पाए।
7: अहिलेलाई यति मात्रै
4: थाहा छ यस्तै, पहिला पहिला कवि बन्छु रेडियोमा कार्यक्रम चलाउँछु भन्ने मान्छे आजकल कविता लेख्ने सुनाउने केही गर्दिन।
8: कुसुमले आफ्नो सपना बिर्सिने त्यो त हुँदै हुँदैन नि। कुसुम तिम्रो लागि एउटा राम्रो प्लेटफर्म छ, प्रदेश स्तरीय कविता प्रतियोगिता हुन लागेको छ है, त्यसमा भाग लिऊ न, फोन गरेर पनि आफ्नो नाम टिपाउन मिल्छ।
7: होस् दाइ।
8: लो किन
7: त्यत्तिकै
8: ल म लेखाइदिउँ त तिम्रो नाम?
7: पर्दैन दाइ, मलाई आजभोलि कवितामा रमाउनु भनेको कल्पनामा रमाउनु जस्तै लाग्छ, म यथार्थमै रमाउन चाहन्छु।
8: कुसुम त्यसो भए के तिमी अब कहिले पनि कविता लेख्दैनौ त?
7: भाइ चटपटी बनाइदेऊ त, म त पानीपुरी पनि खाने हो। भाइ पानीपुरी पनि बनाइदिनु है।
9: ए भइहाल्छ नि।
7: कस्तो सबै एकैपटक हो त, अनि खुसबुले नपर्खिने, यहाँ बन्दै गर्दा त्यो पनि आइहाल्छ नि। अनि बिन्ता तैँले कम्प्युटर पढ्ने भने होइन, उयो ठेलामा हेर त के छ र त्यहाँ टाँसेको पोस्टर हेर्न, देखिनस्?
10: कुन त्यो कम्प्युटरको?
7: ग्रुपमा सिक्न आउनेलाई विशेष छुटको व्यवस्था भनेर लेखाएको छ त।
10: अनि के गर्ने त?
7: के गर्ने भन्छ, ग्रुपमा जाने अनि छुटमा पढ्ने नि।
10: अनि कसरी हुन्छ त, तपाईँ कता सिक्न जान थाल्यो भने होइन?
7: सिक्ने थालेको त छैन तर कुरा चाहिँ भएको थियो।
10: अनि के म एक्लैको ग्रुप बनाउनु त?
7: होइन भने हामी सबैको एउटा ग्रुप बनाए त भइहाल्छ नि।
10: को कसको ग्रुप बन्छ भन् त? हामी दुईजना, अनि आयुषले पनि सिक्ने भन्दै थियो, अनि नवीना पनि हुन्छ, किशन पनि पढ्ला, एउटा ग्रुप त बन्ला जस्तो यार।
7: अरू त आउला नि तर आयुषको चाहिँ खासै टुङ्गो छैन।
10: किन?
7: अब किन हुनु, त्यो आफ्नै तालमा हुन्छ जहिले पनि, हाम्रो कुरा सुन्ने भएको।
11: हेलो रोजिना विनिता के छ?
7: ठिकै छ रोहन दाई, अनि आज त बाइकमा पो घुमिरहनु भएको छ त?
11: यसो आज बजारतिर यसो घुमिदिउँ न भनेर। साँच्ची तिमीहरूले आयुषलाई देखेनौ?
10: त्यो त तपाईँलाई नै थाहा होला नि, जहिले तपाईँसँगै हुन्थ्यो त।
11: कहाँ मसँग हुनु, मसँग भेट नभएकै एक हप्ता भइसक्यो।
7: किन किन खोज्नु भयो र दाइ आयुषलाई?
11: उता गेममा एउटा फर्म भर्नु थियो, खेलाडी नै गायब भएर फर्म नै भर्न पाएको छैन भने हेर न।
7: कस्तो फर्म भर्ने हो र?
11: खेलाडी छनौटको फर्म हो। अहिले यो फर्ममा नाम छुट्यो भने पछि गेम खेल्नै पाइन्न। खेलाडीले नै कुरा नबुझेपछि के गर्नु हेर न।
7: अनि फोन गरेर बोलाउनु न त, यतै भए आइहाल्छ नि एकैछिनमा।
11: त्यसले मेरो फोनै उठाउँदैन।
7: तैँले फोन गर्न रोजिन, अब फर्म नै छुट्न लायो भए खबर पनि गरिदिनु पर्यो।
11: कस्तो मान्छे, त्यही त
7: एकछिनै म गर्छु।
11: कस्तो
7: खै फोन नै लागेन,
11: तिम्रो पनि लागेन।
7: एकपटक कोठामा गएर चेक गर्नु न।
9: कहाँ कोठामा हुन्छ? आज त्यो कोठामा छैन।
11: त्यसको कोठामा त म तिनचोटि गइसकेँ, जति बेला पनि त्यही ताला झुन्ड्याएको हुन्छ।
7: त्यसलाई त अस्ति विवेकसँग देखेका थिए, विवेकसँग पो छ कि?
11: ल ल, तिमीहरू बुझ्दै गर, कन्ट्याक्टमा आयो भने तुरन्तै सम्पर्क गरिदेऊ है। पानी पर्ला जस्तो गरेछ, म त जान्छु ल। ल बाई बाई।
12: यो चटपटेका फ्यानहरूले के गर्दैछन्? खाइसक्यो चटपटे?
7: छैन, त्यसले बनाएकै छैन, अब ल्याइदिएला।
12: अनि को त्यो बाइकमा? विवेक थियो?
9: होइन, रोहन हो।
12: ए, रोहन आ थियो? के भन्थ्यो?
9: आयुषलाई खोजिरहेको थियो।
12: आयुषलाई किन रे?
9: खै के फर्म भन्ने कुरा गर्दै थियो, आयुष नभएर रोकियो रे।
12: के को फर्म रहेछ? अझै त्यस्तो फर्म भन्ने त खासै केही छैन।
7: त्यो खेलाडी सेलेक्सनको रे, त्यही भने होइन रोजिना?
9: अँ त्यही भन्दै थियो।
12: के रहेछ त? अनि आयुष कहाँ गरेछ?
7: खै रुममा पनि छैन रे, फोन पनि लाग्दैन। के हो के हो?
9: त्यो बड्डा चौर पुगेको छ।
12: के रे, बड्डा चौर गएको छ रे? किन नि?
9: खै काम त भनेन, हिजो बिहान बड्डा चौर जान्छु पछि कुरा गरौँला भनेर फोन गरेको थियो, त्यसपछि त त्यसको फोनै सम्पर्क भएको छैन।
12: त्यसको त यहाँ धेरै काम छ त, बड्डा चौर बसेर हुन्छ?
9: त्यसले अस्ति प्रहरी चौकी जानुपर्नेछ भन्दै थियो, अनि म बड्डा चौर जान्छु भनेर रोहनलाई पनि नभन्नु है भनिरहेको थियो।
7: त्यसो भए त कतै आयुष र रोहनको बिचमा लफडा त परेको छैन? तँलाई के लाग्छ खुसबु?
13: नमस्कार, म काठमाडौँबाट विवेक साई बोल्दैछु। मलाई चाहिँ यो रविन्द्र फल नाटक एकदमै मनपर्छ। मैले प्रत्येक साता नबिराइकन रेडियो नेपालबाट मैले सुन्ने गरेको छु। यसमा चाहिँ कुसुम भागिसकेको केटी, तर कुसुमले आफै आफै निर्णय लिन सक्ने अवस्थामा भन्न अहिले कुसुम विद्यालयसम्म जाने अवस्थामा चाहिँ पुगिसन। हाम्रो समाजमा त्यस्तै अवस्था छ र हामीलाई गलत पहिचानबाट हामीलाई सही ट्र्याकमा ल्याउनको लागि रोपिना फलले यो नाटक उत्पादन गरिदिनु भएको छ। हामी यहाँलाई धन्यवाद दिन चाहन्छौँ।
14: गत हप्ता सोधिएको प्रश्न थियो, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? यसको सही उत्तर हो गलत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट अविनाश राणा, स्याङ्जाबाट राजु नेपाली, बाजुराबाट दीपशिखा शाह र मोरङबाट उर्मिला राजवंशी विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न पुनः एकपटक, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 50।
2: ओए आयुष, आइ जान मलाई कति उठिर यु त अब
3: अझै मजाले नासम्म थियो
2: आज त लास्टै उफ्री उफ्री नाचिस् त निकै मुडमा छस् कि क्या हो
3: यो मुड भन्दा नि अफ मुड हो विवेक दाई
2: ए त्यस्तो पो ल उसो भयो मुड फ्रेस गरौँ नि त खै त्यो गिलास यता सार्दा
3: ए यहाँ आइसक्यो हो ए गिलास
2: यहाँ त पहिले नै आएको हो नि अब त पुरै मुन्टो हल्लाइ हल्लाइ नाचिरहेको थिइस् के गर्नु मैले एक्लै खाने कुरा भएन के ल यो चाहिँ तेरो
3: ल के हो यो पञ्चामृत हो
2: के भयो
3: कति थोरै त यार अलि भर्नु नि गिलासमा आज त मस्तले खाने हो क्या
2: तैँले खान्न खान्न मात्र भन्ने मान्छे आज एकदम जोस निकालेको छ त
3: भने त दाइ आज अफ मुडमा छु भनेर बरु अरू पनि अर्डर गर्दै गर्नु
2: नाते न पहिला सघौँ न अनि अरू ल्याउँला एकैचोटि सबै मगाएर खाने होइन केटा ला चियर्स गर
4: चियर्स
3: खै त खाने कुरो यो वेटरले सलाद मात्रै ल्याइदिएको छ त अरू के अर्डर गरेको छैन
2: गरेछ छ ल्याउँदैछ अहिलेलाई यसँग खा न
3: ल यता खाना थालियो उता चाहिँ आफूलाई मनपर्ने गीत बज्यो
2: अनि के फेरि डान्स हान्न मन लागेको तँलाई
3: अहिले नगर्ने अब यो खाइसकेर नाच्ने हो बिन्दास पाराले
2: अनि तेरो त्यो क्रिकेटमा हार्यो भनेर मुरा भएको
3: त्यस्तै भनौँ
2: खेल भनेपछि हार जित त भइहाल्छ नि त्यस्तो कुरामा पनि टेन्सन लिइहाल्नुपर्छ त
3: त्यही पनि यत्रो समयपछि कलेजमा क्रिकेट खेलेको थियो अनि आफू खेलेको गेममा हार्दा त लास्टै नमजा लाग्दो रहेछ नि
2: सधैँ कहाँ जितिन्छ त सधैँ जित्ने भनेको त यही हो बिन्दास पिउने हो जित्ने
3: खासमा आजको खेलमा हामीले जित्ने हो उनीहरूलाई लास्टमा त्यो विकासले लास्टै ठिस खेल खेल्यो क्या त्यही भएर पनि हार्नु पऱ्यो
2: खेल्ने बेला ध्यान जति सबै त्यही रोजिनातिर थियो होला अहिले आएर अरूलाई दोष दिएर हुन्छ
3: कहाँबाट रोजिनाको कुरा निकाल्नु भएको रे त्योसँग कुरा नभएको कति भइसक्यो अनि त्यतैतिर ध्यान जाने हुन्छ
2: गफ दिन्छ मोला रोजिनासँग कुरा नगरी यत्रो दिन बस्न सक्छस् त तेरो पानी कस्तो छ थाहा छैन मलाई
3: लिभ गर्नु न यार दाई त्यो कलेजमा नारी दिवसको कार्यक्रमपछि भेटेको छैन
2: फोनमा पनि कुरा भएको छैन
3: छैन
2: कस्तो हो क्या तिमीहरूको अस्ति झन् त्यत्रो सम्झाए अनि कताको तर्फबाट बन्द भयो त यताबाट कि उताबाट
3: उतैको तर्फबाट नि मैले त फोन गरेको गरेछु कहिले रिसिभ गर्ने होइन
2: जहिले ऊ बिजी भए बेला गर्छस् होला कहाँबाट उठाउँछ
3: रिसिभ गर्न नभ्याए नि कल ब्याक त हुन्छ नि अहिलेसम्म केही छैन
2: तामुलाई पनि त्यस के अब एउटा केटीलाई ह्यान्डल गर्न सक्दैन स्यार म जस्तो हुनु पऱ्यो क्या केटा एकैचोटिमा दुई चारजना केटीहरू ह्यान्डल गर्ने
3: मैले त्यस्तो केही गरेको थिएन जस्ट भनेको मात्रै हो
2: भन्ने नि तरिका हुन्छ क्या केटा
3: ए भयो त छोड्दिनँ उसलाई म चाहिएन भने मलाई नि के
2: अब त पनि आयुष बोहरा अनि ब्राकेटमा चाहिँ पीडित लेखेर हिँड्ने भएछस्
3: के भन्नु र यस्तो इग्नोर त मलाई मेरो दुश्मनले नै गर्दैन होला त्यस्तो पीडा भएको छ दाइ मलाई
2: अब के गर्छस् त मलम लाउन जान्छस्
3: उसो त मलम हो र
2: रोजिना दिएको पीडालाई ठिक पार्ने मलम अलिअलि पैसा खर्च गर्नुपर्छ सबै टेन्सन हराउने ठाउँ थाहा छ मलाई जान्छस्

0: जेली भयो सन्देश, हाइडन चाहिँ खेल्दा हान्न पाइन्न भन्ने थाहा छैन?
1: अनि लुकेको भेटेपछि नकुट्नु,
0: अनि तिमीलाई पनि कुटिदिउ हुन्छ?
1: म पनि चिताउँछु तिमीहरूलाई जेलीहरू।
2: कसलाई जेली भनेको?
1: तिमीहरूलाई नि।
0: जे पाइज भन्छ तिमी?
1: भन्छु भन्छु भन्छु भन्छु, तर तारे भन्छु।
2: हेर्नु न दिदी, सन्देश चिच्याएको।
1: चिच्याउँछु के गर्छु?
0: हेर्नु न मामु, सन्देशले जोसलाई कस्तो चिथर्यो।
3: सन्देश खेल्दा पनि पिटापिट गर्छन्?
2: मामु मामु, सन्देशलाई पिट्नु
3: भयो भयो भयो, नरौ। अब फेरि यस्तै गर्यो भने नि म पिट्छु है सन्देश तिमीलाई।
1: गर्छु क्या
3: भने तिर्दैनौ? अहिले गालामा झ्याम्म दिन्छु। अनि
4: कसलाई दिने अरे गाला झ्याम्म? छोएर त देखाउ मेरो नातिलाई।
3: तपाईँको नातिको बदमासी हेर्नुहोस् न पहिला, जोयसीलाई चितारेर मुखैभरि रात उडाउँछ।
4: अनि तिम्रा छोरीहरू कम्तीका छन् त के भनेदेखि केटा मान्छेसँग बराबरीमा दाँतेर कुस्ती खेल्न खोज्छन्? मलाई थाहा नभए हो र
3: के केटा मान्छे र केटी मान्छे भन्नुभएको आन्टी? झन् सन्देशलाई चकचक नगर भन्नु होला भनेको त।
4: किन भन्ने मैले उसलाई चकचक नगर भनेर? तिमीले आफ्नो छोरीहरूलाई भन्यौ?
3: मेरा छोरीहरूले चकचक गरेकै छैनन्।
4: ए उसो भए यो सन्देशले त्यत्तिकै चिथोर्यो त के भनेदेखि आफ्ना छोरीहरूलाई तह लगाएर राख बरु।
3: तपाईँ जेसुकै भन्नुहोस्, अचल सन्देश उक्लो हुँदै गएको छ है आन्टी। रिसाउने चिथर्ने जे मुखमा आए त्यही बोल्ने, यस्तो त गर्न दिन भएन नि।
4: भने त छोरो मान्छे हो यतिको मूर्खाई गर्छ? तिम्रा छोरीहरू चाहिँ कति जगर साँडा भएका त नि, यिनीहरू चाहिँ सुध्रिनु पर्दैन? जे भए पनि छोरा र छोरीमा फरक त भइहाल्छ नि।
3: होइन के छोरा छोरी भनिराख्नु भएको आन्टी, चकचके बानी जसको छ उसले सुधार्नै पर्छ।
4: तिम्रा बुढाबुढीले अरूलाई पाठ पढाउनु भन्दा अरू केही जान्दैनौ? तिमीहरू यहाँ बसेको हामीलाई पढाउन र न्यु खोज्न मात्रै हो?
3: कसैलाई केही पढाउन खोजाएन आन्टी। छोरा भएकोले सन्देशले चाहिँ जे गर्दा पनि हुने, छोरी भएकोले मेरो छोरीहरूले चाहिँ पिठाइ खानुपर्ने त म सहन सक्दिनँ नि आन्टी।
4: धेरै धम्की नदेऊ तिमी मलाई।
3: यो धम्की होइन, साँचो कुरा हो। तपाईँको नातिले चाहिँ जे गरे पनि हुने, जसले मुख छोडे पनि हुने, हात हाले पनि उता छोरा हो यतिको गर्छ यतिको गर्दा के फरक पर्छ भन्ने, अनि हाम्रो छोरीहरूले भित्त छोए पनि कति बिग्रेका छोरीहरू भन्न त पाइन नि।
4: बिग्रेकालाई बिग्रेका भनिन्छ? छोरा मान्छे बिग्रनु र छोरी मान्छे बिग्रनुमा आकाश पाताल फरक छ।
3: घुमाइ फिरे उही कुरा नगर्नुहोस्, तपाईँले दिएको दाना पनि खाएर हुर्केका होइनन् मेरा छोरीहरू। जे पाइदै भन्नलाई, कोसँग बोल्दैछु भनेर चिनेर बोल्नुहोस्।
0: भयो मामु, हजुरआमासँग नबाज्नु, अब हामी भोलिदेखि सन्देशसँग खेल्दै खेल्दैनौ।
3: देख्नुभयो, तपाईँको नाति भन्दा त मेरा छोरीहरू कति समझदार छन्। बेलैमा सोच्नुहोस्, सुधार्नुहोस् उसको बानी, नत्र आज मैले त मुखैले सम्झाएको, कुन दिन कसले खुट्टा भाँचिदिन्छ नि तपाईँको नातिको।
4: के भनेदेखि कसको घर आश्रय लिएको छु भन्ने कुरा नभुल ललिता।
3: हामी पनि फ्रीमा बसेका छैनौ, खन खन भाडा तिरेर बस्या हो।
4: भाडा तिर्यौ भन्दैमा अर्काको घरमा हेकम जमाउन नखोज। उत्सव र जगत मिल्छन् भन्दैमा मैले तिमीहरूका कुरा सुन्नुपर्छ भन्ने छैन। ऋण दिएर उत्सवलाई फकाए जस्तो होइन म।
3: ऋण होइन त्यो सापटी हो, ऋण भए त ब्याज आउँथ्यो नि बरु। तपाईँको जस्तो साउको भन्दा ब्याजको माया गरे जस्तो न्युमा आफ्नै नातिलाई बिगानेसँग मलाई बाँच्नु पनि छैन।
4: बाँच्न मन छैन भने जाऊ न त यो घर खाली गरेर। मलाई पनि दिनरातको कचकच र तिमीहरूको नखरा त हेर्न पर्दैन, आजै गए नि हुन्छ।

0: किन
1: तेरो गीत बन्द गर भनेको हामीलाई पढ्न डिस्टर्ब भयो
0: ल टिकटक बनाउनु कस्तो मजा आइरहेको थियो
2: ए पढ्ने बेला पनि के टिकटक बनाएर बसेको होला यो खुरुकु नपढेर
0: ए मलाई पढ्न मन छैन
1: नपढ्ने भए अर्को कोठामा जा
0: यो फ्याक्टराइजेसन कस्तो झ्याउलाग्दो छ कि आउँदा नि आउँदैन आफूलाई
2: अँ त्यही नआउने भएर त प्र्याक्टिस गर्नु पर्यो गर त्यहाँ छिटो
0: ए
1: छोड्दै कि कुसुम यो अल्छी पर्दैन अहिले फेरि हरिस आएर गाली गर्छ अनि बल्ल थाहा पाउँछ
0: अब गाली खाए नि तिमीहरूले त खाने हो नि हरिसले मलाई केही भन्न सक्दैन क्या अरे
1: त्यही त गाली जति त पहिल्यै गइसकेको भएर होला नि त
2: ए के नचाहिने कुरा गरेर बस्छ कि खुरुको पढाइमा फोकस गर त गौरी
1: ए हाम्रो त कुसुम थियो भन्दा नै बिर्सिरा
2: नजिस्क्या है त्यहाँ
0: ए खालि पढेको पढे गर्न के मन लाग्यो होला यो कुसुमलाई मेरो त टक्कै दुखिसक्यो
1: अरे यसले त दिक्कै लगायो हौ एक्सन ब्रेक लिऊ है कुसुम
2: हुन्छ हुन भने पनि तिमीहरूले पढ्न दिने होइन मलाई हल्ला गरेर
0: साँच्ची के गर्ने अब टिकटक बनाउने
1: छि यो केटी त खालि टिकटक टिकटक नबनाउने टिकटक सिकटक बरु कुसुमको कविता सुन्ने अलिकति भए पनि फ्रेस हुन्छ
2: अलिकति फ्रेस हुनलाई मेरो कविता सुन्ने हो
1: अँ तेरो कविताले जति फ्रेस केले बनाउँछ होला र ल एउटा मिठो कविता सुना त केटी
3: कविता सुन्ने बेलामा नै आइपुगेछु त ल जाओस् न त जाओस्
1: अब त झन् सुनाउनै पर्यो होला होइन
3: भन न कुसुम
1: कुसुमको हातै समाउनु त पर्दैन होला नि है हरिस
2: कविता छोटो भन्छु है त मेरो माया पछ्याउँदै तिमी धाएको दिन जिन्दगानी नै प्यारो भयो तिमीलाई पाएको दिन पाइलाहरू जताततै कुदिरहेका थिए कदमहरू ठ्याक्कै भए तिमी भित्र हराएको दिन
1: ओहो हो के हो कुसुम यो कविता त हरिसकै लागि भनेको जस्तो लाग्यो त
2: नकार न
3: साँच्ची कुसुम तिमीले मेरो लागि लेखेको यो कविता
2: हुन पनि सक्छ नहुन पनि सक्छ अनि अनि किन ढिलो गरेको हरिस
3: आमाले एउटा काम दिनुभएको थियो त्यसै म हलमल भयो
2: के काम
1: ऊ फेरि यिनीहरूको खास खास खुसको सुरु भइहाल्यो
0: भने
3: ठुलो स्वरले भन्यो भने त तिमीहरूले सुनिहाल्छौ नि
1: अनि अरूले सुन्न नहुने कुरा किन गरेको त
2: ए अरूले सुन्ने नहुने कुरा गरेको छैन क्या जे पाइ त्यही भन्छ अहिले फेरि
3: त्यही त ल आज कुन च्याप्टर पढ्ने हो
2: यो यो फ्याक्टराइजेसनको क्वेसन नम्बर 5 गरिरहेको छु यसको यो एन्सर एक्स स्क्वायर प्लस एक्स प्लस 1 आउँछ हो
3: खै अँ हेलो हजुर आमा मैले भनिसकेँ बुद्धि दाइलाई होइन नगर्ने रे के भन्नु भा ल ल भने एकछिन
1: छ्या कस्तो अप्ठ्यारो नलागेको है त्यो हरिसलाई कविता मन पर्यो भन्दैमा सबैको अगाडि जिउमै हात राख्नुपर्छ त
0: अँ भने कस्तो कि
2: मैले राख भने हो त अनि मलाई पनि कस्तो कस्तो लागिरहेको थियो
1: अनि तँलाई अप्ठ्यारो लाग्यो भने मलाई अप्ठ्यारो लाग्छ भनेर भन्न सक्दैन थिएस त्यो हरिसलाई
2: कसरी भन्ने अनि रिसायो भने के गर्ने
1: त्यसो भए हरिस रिसाउँछ भनेर त उसले जे गरे पनि चुप लाएर बसेस् त
4: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
5: गत हप्ता सोधिएको प्रश्न थियो नेपालको संसदबाट एमसीसी कहिले अनुमोदन भएको थियो यसको सही उत्तर हो 2078 फागुन 15 गते सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत गुल्मीबाट कमला पाण्डे सिन्धुलीबाट सन्दीप आले मगर उदयपुरबाट अनु चामलिङ र अछामबाट विक्रम विक विजेता बन्नुभएको छ यहाँहरूलाई धेरै धेरै बधाई तपाईँले रु 200 रिचार्ज कार्ड जित्नु भएको छ अब यो हप्ताका लागि प्रश्न रहेको छ नेपालको कानून अनुसार नाबालिग भन्नाले 18 वर्ष उमेर नपुगेको व्यक्ति बुझिन्छ प्रश्न पुनः एकपटक नेपालको कानून अनुसार नाबालिग भन्नाले कति वर्ष उमेर नपुगेको व्यक्ति बुझिन्छ। नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रुपे गुना फल
1: अङ्क 24
2: छिक बाँधेन कस्तो तर्साइदे बिस्तारै खोल्न सक्दिनँ ढोका
3: खुब होइन हेर राजेश त
4: हेर्न मेरो अनुहार कस्तो बोर भएर
3: अनुहार होइन मालु ऐना फोहोर हो दिनदिनै पुछ्दैनस् कि क्या हो
4: कसले पुज्छ दिनदिनै
3: हेर कोठाको हाल छ्या छ्या छ्या छ्या
4: नक्कराइदो रे बस बरु
3: अँ कहाँ बस्ने बस्ने ठाउँ हुनु परेन जत्ता लुगा छरपष्ट छ
4: यो त इसमाइसले हटाइदिइहाल्छ
3: हेर न गुटमुट्या कि पट्याएर राख खै ले म पनि बर्स लगाइदिन्छु
4: हो ल यो कोठा पनि सफा गरिदिए त म जान्दङ
3: ए हस् भइहाल्छ नि बरु यहाँ त खुरुक्क यहाँ पट्याउन
4: अनि गौरी आज त भन्दैन भने आइस् त
3: खासमा त म आज तँलाई पिट्न आएको
4: किन
3: फेरि स्कुल आउनु छोडिसके ती
4: ए मलाई त के नै भयो भने दसैँको
3: कराउँदा कराउँदा बल्ल आउन थाले थिए स्कुल आउन थाली भन्न मक्ख परेको त फेरि गायब
4: खासमा मलाई सन्चो थिएन के
3: सन्चो थिएन के भयो
4: बिरामी भएको नि यसपालि छाउगठमा हामी छजना थियौँ है सुत्न पनि पाएको होइन हेर त्यसमाथि चिसो त्यस्तै मलाई त चिसोले भेटिहाल्यो नि
3: त्यही त के कस्तो गाह्रो के मलाई त छगोट जानुभन्दा बरु नछुने नै नभए पनि हुन्छ जस्तै लाग्छ भने अहिले कस्तो छ त तँलाई
4: अस्तिसम्म त ज्वरो आइरहेको थियो अब त ठिक भए
3: अनि स्कुल कहिलेबाट आउने नि
4: अलिक दिनपछि आउँछु क्या हेर्नु ज्यान अझै राम्रोसँग टङ्ग्रिएछ होइन
3: त्यसको कुरा पनि
4: गौरी नढाटी भन्यो भने मलाई मनै लागिरहेको छैन नि स्कुल जान
3: ए कुसुम त नआएर मलाई पनि स्कुल जानै मन लाग्दैन कि भोलिदेखि प्लिज स्कुल हेर्न है प्लिज प्लिज प्लिज
4: जान्न के गौरी कस्तो कुरै बुझ्दिनँ भने
3: किन तँलाई किन स्कुल जान मन नलागेको भन् त
4: त्यत्तिकै
3: त्यत्तिकै त हुँदै होइन केही कुरा हो भने भन्न
4: कस्तो जिद्दी गर्छ क्या यो गौरी के होइन भन्दैछु त
3: कि तँलाई स्कुलमा कसैले केही भन्यो त्यो अजयले केही भने हो
4: त पनि कुरै नबुझे यत्तिकै कराउँछस् क्या अझै केही भनेको छैन मलाई
3: हेर कुसुम पढ्न मन नगरे पनि स्कुल जानै नखोज्ने मान्छे त होइन पक्कै केही भएको छ खुरुक्क भन्दा छिटो
4: छोड्दैन गौरी स्कुलको कुरा नगरौँ कि मेरो टाउको दुखेर आउँछ
3: त स्कुल जान नखोजेको कारण तनु र हरिस
4: होइन मलाई के मतलब तिनीहरूको
3: त्यही पनि आखिर आफूलाई मन पराउने मान्छे त्यसरी हिँड्दा अलिकति त हर्ट हुन्छ नि त्यही भएर भनेको
4: त्यही त गौरी हेर्न तिनीहरूलाई वास्तै नगरौँ भन्छु सक्दै सक्दिनँ फेरि त्यो तनु मलाई देखाइ देखाइ हरिसँग मस्किन्छ
3: हरिस मैले हत्ती गरेर तेरो पछि लागेको छ त आफैले बाल नदिएको होइन अब रिसाएर हुन्छ
4: कसले वास्ता गर्छ र त्यस्तोलाई हत्त नपत्त अर्को खोजेर हिँड्ने मान्छे के काम होला
3: ए त्यही भएर स्कुल नआएकी त

0: हेर, मलाई अरू केही पनि कुरा थाहा छैन, भोलिदेखि त स्कुल जान्छेस्।
1: खै के गर्ने
0: कसो के गर्ने हो के? हेर केटी, स्कुल गएनस् भने हाम्रो गाउँतिरको आमा बुवाले के गरिदिन्छन् थाहा छ नि तँलाई।
2: ओहो आयुष, आज त कडा फिजिकल हान्दैछौ त।
3: यसो स्किपिङ गरौ भनेर। अनि उपमा, साँच्चै तिमी त धेरै दिनपछि आयो है, कता गायब भएको थियो र?
2: म सुटिङको लागि बाहिर गएको थिएँ कि। अनि तिमी रेगुलर आइरहेछौ त?
3: आइरहेछु, एक दुई दिन आइन भने त आउने मन नलाग्दो रहेछ।
2: हो भने अनि तिम्रो त कजहरू नि देखिन थालिसकेछ त, मेहनत चाहिँ देखिएको छ है।
3: त्यसकै लागि त यस्तो पेलिरहेछु।
2: अचेल डम्बेल उठाउँदा पहिला जस्तो कुक्रुक्क त पर्दैनौ नि।
3: पर्दैन,
2: चेस्ट आर्म्स पनि टक्क हुँदै रहेछ, मोडल जस्तो देखिरहेछौ।
3: मिलेछ भने मोडल पनि बनाउला नि, जिन्दगीमा यसै पनि धेरै कुरा गर्न बाँकी नै छ।
2: मान्छे पनि चिटिक्क छौ क्या अरे, कि अहिलेदेखि नै ट्राई गर्ने हो?
3: होइन, अहिले क्रिकेट नै ठिक छ मलाई, त्यसको लागि त चाहिने ट्रेनिङहरू पनि लिन पऱ्यो नि। फेरि विवेक दाईको जस्तो ताल भयो भने
2: को? त्यो तिम्रो दाई विवेक?
3: आज बिर्सेको तिमीसँग त्यो भिडियो गर्नेवाला के
2: छैन, त्यो मान्छे कहाँ बिर्सने जस्तो छ र, पुरै नमुना रहेछ।
3: आफ्नै हिरोलाई पनि नमुना भन्ने के हो
2: त्यो हिरो? त्यसले त्यो भिडियो कसरी गरेको भन्ने तिमीलाई के थाहा?
3: कसरी गर्यो होला र? डिरेक्टरले एक्सन भनेपछि डान्स गर्यो होला अनि कट भनेपछि रोक्यो होला, होइन र?
2: त्यस्तो होइन, त्यो भिडियोको कहानी सुन्यो भने तिमी अचम्म पर्छौ।
3: के कहानी हो र त्यस्तो, सुनौ न त।
2: त्यसले भिडियो सुटिङ हुँदैछ भन्ने थाहा पाएर के गर्यो थाहा छ?
3: भने त छैन, कसरी थाहा पाउनु?
2: सुटिङको दिन पुरै मेरो पिछा गरेर है।
3: ए हो र,
2: जता गए पनि कता हो भनेर फोन गर्ने मलाई त रिस उठेर।
3: ए किन त्यसो गरेछन् त विवेक दाइले?
2: म पनि भिडियोमा खेल्छु, रोल मिलाइदेऊ न भनेर नि।
3: ए
2: त्यति बेला सुटिङमा एकजना साइड मोडल आएन अनि डाइरेक्टरलाई भनेर रोल मिलाइदिएको, पुरै भिडियो नै जुर गराए।
3: ए त्यस्तो पो हो, हामीसँग त अर्कै कुरा गर्दै थियो त।
2: के भन्थ्यो र?
3: उपमाले लास्टै रिक्वेस्ट गरिन् अनि नाइ भन्न नसकेर गरिदिएको भन्दै थियो त।
2: मैले रिक्वेस्ट गराएँ त्यसलाई।
3: खै अब के हो, मैले त्यस्तै सुने क्या अरे।
2: त्यसैले गर्दा यहाँ युनिटका सबै साथीहरूले अहिलेसम्म मलाई गाली गरिरहेछन्, काहीँ नपाएर त्यसलाई रिक्वेस्ट गर्छु नि म।
3: कलेजमा पनि सबै साथीहरूलाई त्यस्तै कुरा गर्दै हिँडिरहेछ त विवेक दाइले,
2: मान्छे त झुरै रहेछ त।
3: हिजो मात्र उसले साथीहरूलाई के भने थाहा छ?
2: के भने?
3: भइगयो फेरि।
2: ए के कुरा हो भन न, कस्तो रहेछ भन त के हो?
3: त्यो भिडियोमा उसको रोल काटेको रहेछ नि, होइन?
2: हो नि, भिडियोमा राख्ने जस्तो केही हुनु पर्यो नि उसमा, केही त छैन।
3: अनि साथीहरूले विवेकलाई म्युजिक भिडियोको हिरो भनेर त जिरो पो रहेछ भनेर जिस्काउन थाले, होइन?
2: अनि
3: अनि अनि के भने थाहा छ?
2: के भन्यो?
3: म्युजिक भिडियोमा जिरो भयो के भयो त, उपमाको दिलमा हिरो भइसकेको छु क्यारे रे क्या?
2: के रे के रे, मेरो दिलको हिरो रे?
3: खै त्यस्तै भन्थ्यो हो चाहिँ के, अहिले त म पनि कन्फ्युज भएँ।
2: यदि तिमीले भनेको कुरा साँच्चै नै विवेकले भन्दै हिँडेको हो भने नि, मेरो बोयफ्रेन्डले अब त्यसलाई छोड्दैन।
4: हेर न हेर, यो बिरालोले पनि जता जता बढाल्छ त्यतै त्यतै गएर हैरान लगाइसक्यो। उता जानु भने, मुसाका साँडेले त्यस्तो दुःख दिएको छ, एउटो मुसो चाहिँ मार्ने होइन, हेरि आयो त होइन, उता जा भने भनेको टेर्नेलाई त कुचो।
5: होइन के गर्नुहुन्छ निम्कोले आन्टी, आउँदा आउँदै झन्डै खरेटोले भेटिएन त, एक्का बिहान किन यस्तो रिसाउनु भएको?
4: ए जगत बाबु हेर न, बिरालोलाई झटाएर भने धन्न तिमीलाई लागेन।
5: त्यही त आन्टी, आज त घर आँगन बढार कुडार पारेर चिटिक्क पार्नु भएछ त, कोही पाहुना आउँदै हुनुहुन्छ क्या आन्टी?
4: के को पाहुना आउनु नि, अब सरसफाई गर्न नि पाहुना नै आउनु पर्छ र भने के कुरा गरे होला जगत बाबुले पनि।
5: आज अलिक चाँडै गरेको देखेर नि आन्टी।
4: चाँडो गरे नि ढिलो गरे नि, गर्ने मैले नै हो क्या, अरू त उयो हो

0: बिहान बिहानै पानी के चारो चिसो भएको भने रगतै जम्ला जस्तो
1: हो आन्टी, पानी त एकदमै छोइन सक्नु छ है। फेरि यस्तो बाथले सताएको मान्छे यस्तो जाडोमा यति चाँडै उठ्नुहुन्छ होइन, कसरी सक्नुहुन्छ आन्टी?
0: सानैदेखि लागे बानी नि जगत बाबु, झन् उहिले उहिले त घाम नउदाउँदै घरका सबै काम गरिसकिन्थ्यो, आजकल पो बानी बिग्रियो त। फेरि तिमीलाई थाहा छ त्यो त जगत बाबु, मेरा घरका त सबै अल्छीकै सरदार छन्।
1: आन्टी पनि ए साँच्ची आन्टी, रमाजीलाई सन्चो छैन भनेको होइन, कस्तो छ अहिले?
0: त्यस्तै छ जगत बाबु, त्यही भएर त ऊ घाम ओछ्यानमै परिसक्दा नि उठेकी छैन नि। हुन त उत्सव नि अहिलेसम्म घुर्दै मस मसिन दिँदैरह होला।
2: सक्कला र गफ चाहिँ दिइहाल्ने है हाम्रै आमा पनि, हेर्नु त जगतलाई अब कोही यतिसम्म घुरी घुरी सुत्छ होला त।
0: अरूका चाहिँ के गर्छन् थाहा छैन, तँ चाहिँ त्यसै गर्छस्
2: ए आमा पनि।
1: अब आमा भने सबैका निम्कोली आन्टी जस्तै हो कि उत्सव भाइ। मेरी आमाले त झन् उहाँ साङ्गडीबाट फोन गरेर अझैसम्म पनि केटाकेटीलाई जस्तो सम्झाइ बुझाइ गरिरहनुहुन्छ।
2: दाईको त आमासँग भेटघाट नभएको पनि धेरै नै भयो होला है जगत दाई।
1: भयो नि, अब अस्तिको दसैँमा जाउँला भनेको थिएँ, झुठो पऱ्यो रे कता, त्यही भएर गइएन।
0: कोरोना सोरोना भन्छन् त्यस्तै त होला नि जगत बाबु।
2: अनि जगत दाई आज त जानु भएन छ त ब्याडमिन्टन खेल्न?
1: मेयर साहबको कम्मर सड्क्यो रे, बिहान नै मेसेज गरेको थिएँ बुढाले, अब एक दुई दिन चाहिँ खेलिएला जस्तो छैन।
2: त्यही भएर अघि नैदेखि घरमा जिउ तन्काइरहनु भएको रहेछ टक्क लगाएर।
1: अब तन्काइ मन्काइ गर्नु परेन त, अब तिमीलाई नि भनेकै हो गर भनेर अल्छी गरिहाल्यो।
2: आ जगत दाई, यो झन् यसै ठिक छ हो, मेरो लागि त टक्क लगाएर।
0: उसलाई पर्दैन जगत बाबु, लखर लखर माझगोट दगुर्दा दगुर्दै फुर्सद छैन।
2: फेरि आमाले भेत्तैमा पुग्ने गरिदिनुहुन्छ क्या, पहिले पो हिँडिन्थ्यो, अब अहिले काम पनि गर्दैछु नि।
1: त्यही त। अनि उत्सव भाइ ढाबातिर जानु नपर्ने हो? ओहो, सात पो बज्न लागेछ हौ।
2: जानुपर्छ नि दाई, बरु अलिक चाँडो पो जानु पर्थ्यो, दाईले सम्झाइहाल्नु भयो।
1: के सम्झाएर?
2: त्यो रमाको सहकारको एउटा तालिम छ रे, त्यसकै लागि खाजा नास्ता बनाइदिनु भनेछन्, त्यही भएर चाँडै जानुपर्नेछ कि, झन्नै बिर्सेर मैले त।
1: ए भनेपछि व्यवसाय फस्टाउँदैछ होइन त?
2: अँ दाई, अलिअलि फाटाफुट्टा अर्डर आउनु थाले।
0: रमा सुतिराखी छ कि उठी त?
2: अँ सुतिरहेको छिन्।
0: के भनेदेखि उठेर यसो तनक मनक गरे हुने, अब सुती मात्र राखेर निको हुन्छ त?
1: हो नि आन्टी, बरु गाह्रै भएको भए त अस्पताल लानु पर्यो नि होइन र?
2: खै त्यस्तो जचाउनै जानु पर्ने जस्तो त लाग्दैन मलाई।
0: हुन त तेरी बुढीलाई के भएको, हामीलाई भन्दा तँलाई नै धेर थोर थाहा होला, भने जस्तो भएन भने सन्चो भएन भनेर सुत्दिन्छे।
1: ल उत्सव भाइ, म चाहिँ अब नयाँतिर लाग्छु है, रमाजीलाई जचाउन लानु पर्यो अरे भने भन्नु है, म पनि गइदिउँला।
2: ए भइहाल्छ नि दाई,
0: जचाउन गएपछि डाक्टरले के भनिदिन्छ कुनी, घर आएर महारानी बनेर बस्छे, हामीले त कहिले बच्चनै नपाए जस्तो गर्छे।
2: खै आमा, के हो के हो, म त केही बुझ्न नसक्ने भएको छु।
0: अरू केही होइन उत्सव, त्यसलाई तैँले चाहिने भन्दा बढी पुल पुल्याएर हो, स्वास्नीलाई स्वास्नीकै ठाउँमा राख्नुपर्छ, नत्र दुःख पाउलास्। त्यसैले मैले भनेको मान, केही दिन वास्ता गर्न छोड्दे, सब ठिक हुन्छ।
3: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ? यसको सही उत्तर हो 4 पटक। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत धनकुटाबाट कल्पना मगर, खोटाङबाट बबिता चामलिङ, सुनसरीबाट एडमन्ड पराजुली र चितवनबाट पारस मोक्तान तामाङ विजय हुनु भएको छ। तपाईहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ? प्रश्न फेरि एक पटक, आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456767 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 360 4942 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 3210 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल अङ्क तिन।
1: ओ कुसुम, म्याथको होमवर्क अझै सकिनस् भने? उहाँ बिचरा हरि स्कुलको पछाडि चौरमा कुरेर बसिरहेछ।
2: पर्खिन दे न त, अब अलिकति बाँकी छ कि।
1: टिफिन टाइम सकिन लागिसके, छिटो गर्न।
2: छिटो छिटो सकिहाल्छु। होमवर्क बुझाएन भने त डाँगी सरले के गर्छ थाहा छँदैछ नि तँलाई।
1: घरमा गर्नुपर्ने होमवर्क स्कुलमा आएर गर्छ अनि
2: आएपो गर्नु। आफैले आएको भए मैले तेरो सार्नु पर्थ्यो। ल मैले एकछिन डिस्टर्ब नगर, पक्क सकिहाल्छ है म।
1: ओ कुसुम हेर त उता, हरिस त हाम्रै क्लासतिर पो आउँदैछ त।
2: ला किन आएको होला।
1: ए हाई हरिस।
3: हेलो गौरी।
2: म आउने लागेको थिएँ त।
3: 15 मिनट भयो मैले कुरेको।
2: म्याथको होमवर्क गरिरहेको छु, हेर न, घरमा गर्नु नै भ्याएन।
1: कुसुम म आइहालेँ, एकछिन बाहिर जान्छु। फेरि त्यहाँ ढिलो गर्ने होइन नि, घन्टी लाग्ने बेला भइसक्यो।
3: अब कति बाँकी छ?
2: हरिस कहाँ बसेको, बाहिर जाउ न। कहिले कसैले देख्यो भने?
3: देखेर के भयो, गफै त गरे हो।
2: नाइ नाइ नाइ जाऊ, स्कुल छुट्टी भएपछि भेट होला कि, जाऊ न प्लिज।
3: त्यसो नभन न कुसुम, आफूलाई तिमीसँग कति धेरै कुरा गरौँ जस्तो भइरहेछ।
2: पछि गरौँले कि, अहिले बाहिर जाउ न प्लिज प्लिज।
3: कुसुम तिमीलाई के भएको छ, अस्ति पनि आउँछु भनेर आएनौ, 2 घन्टा कुरे म, कति फोन गरेँ फोन पनि उठाएन, के भएको छ तिमीलाई?
2: त्यस्तो केही होइन हरिस, त्यो दिन बुवालाई जचाउन लगेको थिएँ मैले।
3: खै के थाहा बुबालाई जचाउन लग्या हो कि?
2: कस्तो नपत्याएको के, बुवा बिरामी हुनुहुन्छ भनेको थिएँ त मैले।
3: के भयो तिम्रो बुवालाई?
2: ल हेर न, थाहा नपाएको जस्तो गर्छ। अस्ति न दम बढेर खेतमै ढल्नु भयो भने आएन मैले।
3: ए हिजो मैले यति लामो म्यासेज गरेको थिएँ, किन रिप्लाई नगरेको? म्यासेज हेर्दा पनि नहेरिदिने।
2: भगवान्, घरको काममा बिजी भयो के बुझ न।
3: खै के थाहा साँचो भन्यो हो कि बहाना बनाएको?
2: बहाना बनाएको हो मैले, भयो अब।
3: कुसुम ओए नबोल्ने केटी,
2: जाऊ नबोलो मसँग, यत्तिकै रिसाउने, समस्या नबुझ्ने मान्छे।
3: सरी के
2: छोड नचोला है, बोल्नु पर्दैन मसँग।
3: सरी भने त अब के कान समातेर उठबस गरौँ?
2: गर
3: साँच्ची,
2: कसले ख्याल ख्याल भन्यो छ र? 1 2 3 4 5 भयो भयो, पर्दैन अब, अहिले अरूले देख्छन् अनि।
3: म्याडमको रिस मर्यो?
2: अह छैन, मेरो अनुहार त्यस्तो देखिन्छ?
3: अह छैन। कुसुम लौ यो तिमीलाई।
2: के हो यो?
3: हेर न अस्ति माछकोट दादा किनेको।
2: आहा कस्तो राम्रो टी सर्ट, रङ पनि कस्तो राम्रो, मिठो रातो।
3: तिमीलाई मन पर्यो?
2: राम्रो छ, कसलाई ल्याइदिएको यो तिमीले भन त?
3: बुद्ध तिमीलाई ल्याइदिएको नि
2: कि मलाई रे?
3: अनि त
2: तर हरिस म यो लिन्न।
3: लिन्न किन नि, मैले दिएको गिफ्ट पनि नलिने?
2: मैले लिन्न भनेको सुनेनौ र?
3: ए अब ल्याङ नगर न यार, आफूले फिल्म नै नहेरी 3 घन्टा लाएर छाने कि, खुसी हुन्छ भन्ने ठाने त झन् भाउ पो खोज्छ।
2: भाउ खोजेको होइन क्या हरिस, तर यो गिफ्ट म लिन सक्दिनँ।
3: कुसुम मेरो गिफ्ट तिमी किन लिन सक्दैनौ, कि तिमीलाई गिफ्ट दिने अरू नै कोही मान्छे छ?
2: होइन त्यसले टिभीमा हेर्न खोजेको चाहिँ के हो भन् त मलाई, कति कुचुर कुचुर च्यानल चेन्ज गरेको, एउटा च्यानल लगा न खुरुक्क। पक्ने एकछिन खोज्दैछु त। हे खै मलाई आउँछ ल, यो ठिक छ के लगाएको, यो बाँदर मात्रै आउँछन्। अनि जियोग्राफी च्यानलमा बाँदर नयाँदालाई राजेशसम्म लाउँछन् त, फिल्म लगाऊ त्यसो भए। छ्या फिल्म पनि कति हेर्नु कि, यो खुट्टा फ्र्याक्चर भएदेखि त्यही त एउटा काम भएको छ मेरो, खायो बेडमा पल्ट्यो फिल्म हेऱ्यो। त्यसो म्युजिक नै ठिक छ। ओके पक ल यो ठिक छ, यो यही हुन्छ। ल काँक्रो खान अहिले फेरि भुसिन आउँछ, खाइहाल्छु नि साँच्ची रोजिना, त्यो दिनको लागि सरी है। फेरि त्यही कुरा नगर न, तैँले जाने जाने लगेर स्कुटी ठोकेको हो र?
4: त्यो होइन के,
2: अनि त्यो साइकलवाला फुच्चेले गर्दा हो कि खासमा, कहाँबाट बिचमा थाहा नै भएन। धन्न स्कुटी चाहिँ त्यो बच्चा माथि गएन भन्न, नत्र के हुन्थ्यो हुन्थ्यो भन् त। जे होस्, त्यो दिन आयुष र विवेकले चाहिँ हेल्प मजाले गरेको होइन, त्यही उनीहरूले देखेछन् र भयो छोड्दे, त्यो घटना सम्झिनै मन छैन के। अनि त हिजो आउँछु भनेर किन नआकी, आउने भनेको भ्याउँदै भएन कि मैले। झन् आमाले तँलाई पनि खाना बनाउनु भएको रहेछ, पछि खै त आइन त भनेर सोधेको सोधै हुनुहुन्थ्यो। हो र, त्यसो भए त गाली गर्नुहुन्छ होला है मलाई आज आमाले। अनि साँच्ची आमा कहिले फर्किने हो र गाउँमा?
1: अझै अलिक दिन बस्नुहुन्छ होला। आमा जानलाई त पहिला मेरो खुट्टा पनि पुरै निको हुनु पर्यो नि।
2: पहिला नि यो खुट्टाले निकै सताछ है, उता कलेज नै छुटिरहेछ, तेरो गेम नै छुटिरहेछ। के हो, बल त सिरानीमै छ त, च्याबेर सुत्ने गरिरहेछस् क्या हो? साह्रै मिस गरिरहेछ यसले गेम।
1: भित्रै आऊ न।
4: खुसबु पनि आएको रहेछ त, कति बेला आएको?
2: भर्खर आएको म पनि। के हो, तन्न छ त झोला
4: के हुनु? रोजनालाई नोट ल्याइदिएको, कलेज छुटेको यत्रो दिन भइसक्यो त्यही भएर। रोजना यो राख त।
1: अनि कहाँ ओछ्यानमा दिएको त के तिमी पनि? ऊ त टेबलमाथि राख्देऊ न, अनि नोटको लागि थ्याङ्क यू है आयुष।
4: इट्स ओके।
2: अरू केही ल्याएको छ र आयुष?
4: रोजना ए ल्याऊ।
1: वाह चटपटे नाइस, थ्याङ्क यू आयुष।
2: के हो आयुष, बिरामीलाई खानेकुरा त खतरा ल्यायो त।
4: खान मन लागेको होला कि भनेर आउँदा बाटोमा देखे।
2: हो र, म किन नजाएको यसरी? हेर त रातो पिरो बनाएको छ यसले।
4: छैन
1: ए, यो खुसबु पनि ठिकै छ त, आफूलाई झन्याएको जस्तो खान मन लागिरहेको थियो, आफ्नो मनको कुरा बुझेर ल्याइदिएछ झन्। नेक्स्ट टाइम आउँदा पनि मलाई चटपटी नै ल्याइदियो है आयुष।
4: हुन्छ एकैछिन है।
1: कस्तो लड्यो, बेसरी त ठोकेन नि?
4: छैन छैन,
2: ध्यान कता हो आयुष, कोठाभित्रै लडेको।
4: बल रहेछ त अनि देख्दै देखिन।
2: हो र भने त्यत्रो बल नै देख्दैन है, म त कहिले कहीँ त्यस्तै हुन्छ।
1: ए यो खुसबु पनि बिचरा कति दुख्या होला, उचै जिस्काउँछु उल्टै।
2: होइन तिमीहरू दुईको एकअर्कालाई केयरिङ त खतरा देख्दैछु, कति चक्कर सक्कर त चलाइसक्यो नि तिमीहरू बिच।

0: आमा आमा के गरिराख्नु भएको?
1: मसला बनाएको हो।
0: म पनि कुट्छु नि।
1: यत्रो फलाम उचाल्न सक्नु नि पर्यो नि।
0: सक्छु के?
1: हेर न हेर, फेरि जिद्दी गरेको। अहिले आँखा खुर्सानी पर्छ के भनेदेखि पर जा के।
0: आमा आमा हेर्नु त कहाँ गयो?
1: ए, यो कौवाले नि हैरानै पारे। जा जा, आफू फेरि थचक्क बसेपछि उठ्न पनि सक्दिन। जान बाबु, धपा त जा जा।
0: आमा हेर्नु त जा भनेको मान्दै मान्दैन।
1: यसलाई त कति दुःख दिन सक्या हो नि, आँखा झिमिक्क पार्नु हुँदैन।
0: गयो आमा। आमा आमा, त्यो काकको घर कहाँ हो?
1: किन चाहियो जहाँ भयो नि, होला नि जङ्गला। के भनेदेखि नि
0: आमा,
1: फेरि के भयो? यो त नआइजो भने
0: आमा बेलुन फुकाइदिनु न।
1: अरे, अहिले बेलुन फुलाम कि काम पो गरौँ? एकैछिन चुपो लगाएर बस्न सक्दैन यो त।
0: नाइ नाइ, फुकाइदिने भन्छ।
1: हे तेरिका, जा त जा, पहिले त्यो डब्बा लिएर आइज त। के गर्छ जे भने त्यो नमानी सुखै छैन आजकल त बच्चा। कस्तो जिद्दी हरे
0: आमा आमा, यी डब्बा लिनु त, यो रातो चाहिँ फुलाइदिनु। आहा, कति ठुलो भयो, अब दिनु मलाई।
1: पख न पख, या गाठो पारौ के। ला ल,
0: फुट्यो।
1: के गरौ त, अब फुटे त।
0: अर्को फुलाइदिनु।
1: अरे जा, तेरै आमालाई भन्।
0: ना, तपाईँले नि फुलाइदिनु, मलाई जसरी पनि चाहिन्छ।
1: सिमकली दिदी, दिदी हो हिमा बहिनी, माथि छततिर छु म, यतै आउनु न। ए ल ल, सन्देश, तल कोठामा गएर खेल्दै गर ल, अहिले म खाजा ल्याइदिन्छु नि।
0: हुन्छ, खाजा अनि बेलुन दुइटै ल्याइदिनु।
2: ए हजुर आमा, नाति मात्रै घरमा?
1: हिमा बहिनी,
2: निमकली दिदीलाई पनि दुखै छ, बच्चा हेर्नु कि काम गर्नु कि, होइन त्यो उत्सव पनि कस्तो हो? छोरो नै हेर्दै पनि तपाईँलाई सजिलै हुन्थ्यो।
1: के हेर्छ त्यसले, उसको नजिकै पर्दैन त्यो सन्देश। ए के भनेदेखि नि, आमा चाहिँलाई वास्तै छैन, यसो उसो गरौ, मै बुढीलाई दुःख।
2: तपाईँ मान्छे चाहिँ सक्ने नै हो है, भ्याइ नभ्याइ हुँदा पनि अचार बनाएर बेच्नु नै भएको छ, पैसा नि राम्रै कमाउनु भएको छ।
1: अलिअलि हुन्छ भन्नु पर्यो। परार साल छोरी रेनुलाई सुनाटप लाइदिए, पोहोर चाहिँ मलाई ढुङ्ग्री किने, यसपालि घाँटीमा चाहिँ सिक्री झुन्ड्याउने रहर छ
2: है। तपाईँकै दिन छन् त, बुहारी पनि कमाउने
1: भो। हेमा बहिनी, त्यसका कुरा नगर, त्यसले कमाए नि मलाई के, नकमाए नि मलाई के।
2: किन, यसो घर खर्च सघाउँदिनन् र?
1: पर्या छैन, अहिले त बुहारीको कमाइ खाएर बस्नु पर्ने भएको छैन है।
2: हो हुन त।
1: अय्या,
2: अनि रमाले पैसा चाहिँ के गरिदिँदैछिन् त दिदी?
1: खै, मलाई त तिनका कमाइको वास्ता नि छैन। छोराको कमाइ भए पो, नाथे बुहारीको कमाइको के चासो लिनु।
2: ठिकै हो निमकली दिदी,
1: अरू केही होइन हिमा बहिनी, कली क्या कली। अब बुहारी मान्छे भएपछि त घर व्यवहार सम्हालेर बस्नु पर्दैन भने।
2: पढेको मान्छेको कुरै अर्को के दिदी।
1: जति पढे नि केही नाप्दैन, त्यसरी हिँड्न त छोरा भएर जन्मिनु पर्थ्यो, छोरी बुहारी भनेको त घर गरी खाने हो।
2: त्यो त हो दिदी।
1: फेरि उसलाई केही भन्नै नहुने, थुतुनो चोसो पार्छ, भकुन्डो चाहिँ मुख फुलाउँछ भने।
2: अनि उत्सवले केही भन्दैन?
1: के भन्नु, मेरो कुरा सुन्ने भए पो, आफ्नो त छोरा नै उस्तै छ, के चाहिँ गर्नु र खै।
2: तपाईँ मान्नुहुन्छ भने दिदी, यो समस्याबाट छुटकारा पाउन मसँग कैताको एउटा उपाय छ।
1: उपाय? कस्तो उपाय?
3: धारावाहिक रेडियो नाटक रोपे गुनाफलको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला, साथै हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। यो हप्ताको लागि प्रश्न रहेको छ, धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन 2 मा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? प्रश्न पुनः एकपटक। धारावाहिक रेडियो नाटक रोपे गुना फल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 3210 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 54
2: सम्हालिन खोज्छु म छाडा हुन खोज्छु
3: कुसुम
2: कुसुम
3: के बेलनाको बेला मुख छोपेर सुते कि
4: सिरक नतान एकछिन सुत्छु के
3: खुरुक्क उठ त
4: एकछिन पनि सुत्न नदिन भने
3: सुत्ने पनि समय हुन्छ नि बेलनाको बेला सुत्छ कोही घामले घरको धुरी चढ्न लागिसक्यो होइन अल्छिनी कस्तो हुनु
4: टाउको दुखिहाल्छ क्या आमा
3: नचाहिने काम गर्दै हिँडेपछि टाउको त दुखिहाल्छ नि
4: ल मैले के नचाहिने काम गरेको छु र
3: गाउँलेका अघि मुख देखाउन नहुने बनाइहालिस् अझ मैले के गरेको छु रे
4: ए आमा नकराउनु न आफूलाई कस्तो उल्टी होला जस्तो भइरहेछ एकछिन सुत्छु नि
3: होइन आज भोलि के भएको छ तँलाई बेलनाको बेला सुतिरहेछ राम्रोसँग खाँदा नै खान्नस् हुँदा हुँदा उल्टी आउन लाग्यो भन्छस् कतै गुणदेवी दिदीले भनेको कुरा हो कि क्या हो
4: छ्यामा फेरि सुरु हुनुभयो मैले तपाईँलाई कतिपटक भनिसकेँ ठुली आमाले हुँदै नभएको कुरा बढाइ चढाइ गरेर भन्नुभएको हो भनेर
3: नचाहिने कुरा नगर है कुसुम हुँदै नभएको कुरा किन भन्नुहुन्छ र गुणदेवी दिदीले फेरि तेरो चालामाला निको नै
4: तपाईँलाई मेरो विश्वास लाग्दैन भने किन सोधिराख्नुहुन्छ त ठुली आमालाई नै गएर सोध्नु न त
3: ठुलो स्वर नगर है कुसुम समाजको अगाडि मुख देखाउन नसक्ने बनाउँदा पनि अझै साना हुन्छस् त
5: आमा तपाईँ माथि हो
3: हो किन
5: आमा ल पैसा राख्नु त 15,000 छ यहाँ
3: हर्के बाली दिएका होला नि होइन
5: अनि किन ठुस्स परेर बसेकी कान्छी
3: आफै गल्ती गर्ने आफै ठुस्किने कान्छी छोरी भनेर जे जे भन्यो त्यही त्यही गरेर राखेपछि टाउका टेक्ने त भइहाल्यो नि
5: जे कुरामा पनि त्यत्तिकै कराउनुहुन्छ तपाईँ पनि
3: कराउनु पर्ने काम गरेपछि कराउँछ नि त खुरुक्क न भन् त कुसुम त्यो हरिश भन्ने किन आएको थियो
4: कतिचोटि भन्नु के म इन्दु बाउजूको मितिनीको भाइ बाउजूलाई भेट्न आएको थियो नभए त्यहाँ सोध्नु न इन्दु बाउजूलाई
5: आमा फेरि त्यही कुरा
3: त नकर है सौगात मलाई कुरा गर्न दे अनि कुसुम घरमा कोही नभएको बेला किन बसेकी त त्योसँग
5: के सोध्नुहुन्छ आमा पनि
4: इन्दु बाउजूले बोलाउनु भएको थियो कि त्यही भएर गएको थिएँ चिनेको साथी भेट्दा कुरा पनि गर्न नहुने हो र ठुली आमा आएर त्यतिकै जे पाए त्यो आफै सोच्नु भएको
3: सोच्ने ठाउँ दिएपछि सोच्दैनन् त
5: सही गलत केही नबुझी यत्तिकै अर्काको बारेमा नराम्रो सोच्न पाइयो र आमा
3: कहिले धेरै फुर्काएर यस्ती भाकी हो यो छोरी मान्छेको इज्जत भनेको माटोको घैँटो जस्तो हुन्छ बुझिस् जोगाएर राख्नुपर्छ फुटेपछि जोडिँदैन फेरि
4: आमा
5: इज्जत त सबैको लागि एउटै हो नि छोरी मान्छेको चाहिँ माटोको घैँटो जस्तो अनि छोरा मान्छेको चाहिँ फलामको जस्तो हुने हो र
4: हेर्नु न दाइ आमा मलाई विश्वास नै गर्नुहुन्न भने कतिपटक भनिसके मैले केही गल्ती गरेको छैन भनेर गाउँलेको विश्वास गर्ने अनि आफ्नै छोरीको विश्वास नगर्ने हुन्छ त
5: कान्छीले गलत गरेको छैन भनेको भनै छ त पत्याउनु न अब त्यही कुरा गरेर के हुन्छ भन्नु
3: त दुधको साक्षी बिरालो नबन सौगात एउटा केटा र केटी ढोका थुनेर बसेपछि त्यहाँ गलत भएन भनेर कसरी पत्याउने
5: ए आमा केटा र केटी साथी मात्र हुन सक्दैनन् र साथीसँग सँगै बसेर पढिन्छ गफ पनि गरिन्छ
3: केटा र केटी खुल्ला ठाउँमा बसेर गफ गर्दा त कुरा काट्ने समाजमा अझ कोठामा बसेर
5: हेर्नु आमा समाजले के भन्छ भन्ने कुराको मलाई मतलब छैन मेरो लागि समाजभन्दा ठुलो मेरो बहिनी हो समाजले देखेको आधा कुरा भन्दा मलाई कुसुमले बताएको पूरा कुरामाथि विश्वास छ
6: के आयुष त हेरेको हेरै भइस् त यार
7: विवेक दाई मलाई त अचम्म लागिरहेछ यो सपना हो कि विपना जस्तो
6: विपना विपना डान्सर भने यही केटो मोजगर
7: के मोज गर्ने भन्नुहुन्छ जाउँ यार म त सक्दिनँ यहाँ बस्न
6: बस्न मलाई किन जानु पऱ्यो तँलाई अहिले डिम्पललाई भेट्ने भने होइन
7: कति बेर बस्नु त यहाँ मैयाहरू आउँदै गाला समाउँदै गर्दै जान्छन् यार
6: अनि तँ पनि सामान के चुपचाप बसिरह
7: के समाउनु दाई एउटी आएर मलाई पनि जुस खुवाउनु भन्दै थिए मेरो क्यान जुसै लगेर गइसक्यो
6: उनीहरूलाई पनि हल्का खुवाउनु पर्छ क्या अघि नै भने होइन मैले अझ ऊ त्यहाँ बस्या भए त झन् छोड्दै छोड्दैन्थे हामी यता पछाडि बस्या भयो त्यस्तो छैन
7: यस्तो रमाइलो हुने रहेछ र पो मान्छे डान्स बार भन्दै आउँदै गर्ने रहेछन् त
6: एक बारको जुनीमा मिलाएर रमाइलो चाहिँ गरिराख्नुपर्छ क्या आयुष बाबु आज तैँले के अरू खान्नस् कि जुसै मात्र खाने
7: अरू पनि खाने र
6: किन सोल्टिनाहरूको नसा लागिसक्यो क्या हो तँलाई
7: त्यस्तो त होइन हल्का लिने भए मगाउनु न
6: त एक्सक्युज मी दुई प्याक ल
7: अनि हामीले भने पनि यस्तै आइटम हो कि अलिक फरक छ त विवेक दाई
6: क्रो त्यो डिम्पल त्यो त कहाँ यस्तो होली क्या स्मार्ट छ त्यस्तोमा त आउनै मान्दिनँ आज पनि कति रिक्वेस्ट गरेर बल्ल बल्ल एकछिनको लागि आउँछु भनेको छ
7: कहिले आउँछ त
6: तँलाई आउन पाएको छैन भेट्नकै हतार छ भने नाति न बस एकछिन आइहाल्छ नि खै त्यो गिलास ल्या त के हो केटो आज त पिट गइरहेछ त
7: पानी हाले होइन र त्यही त कस्तो घाँटी नै आगो बल्ल जस्तो भयो दाइ
6: के हो आज त तेरो होसै ठाउँमा छैन जस्तो छ त केटा
8: हाई गाइज
6: हाई के छ
8: आइएम गुड भर्खरै बस्दै हो कि क्या हो
6: बस न हल्का लिन्छौ
8: सरी आज लिदिन है बाहिर साथी आउँदैछ अनि आयुष हो
6: फोनमा भनेको थियो नि
8: ओ आई सी बट कस्तो इनोसेन्ट लुक्स है
6: यो देख्नमा मात्र इनोसेन्ट
8: हो र आयुष त्यस्तो हो
7: यो विवेक दाई पनि जे पनि भन्नुहुन्छ
8: कस्तो लजाएको तिमी त अब केटाहरू यसरी लजाउन थाले भने केटीहरूको के काम
7: छैन खासै लजाएको
8: अनि बोल्नुहोस् न कता कता देखा जस्तो फेस के तपाईँको हामी कहीँ भेटा थियो र
7: होइन होला मेरो अलि क्याजुअल फेस भएर होला प्रायले यस्तै भन्छन्
8: वान मिनट है मेरो एउटा इमर्जेन्सी फोन आयो एकछिन गफ गर्दै गर्नु न ल तपाईँहरू
6: ए हस् हस्
8: हेलो भन त
6: के हो केटा बस्टुक्समै कुरा मिला जस्तो छ त खै भेटेको छ कि भनेर पो सोध्छ त कि पहिले भेटिसकिस् त फेरि साह्रै घुसखुसे छ
7: कहाँबाट भेट्नु भर्खरै त देख्दैछु खै यो गिलासमा हल्का थपिदिनु त कस्तो कस्तो भयो हल्का लगाइहाल
6: आज त जोस निकालेको छस् त कि जाने मुड बनाइरहेछस्
7: ए दाई पनि जे पाए तै नभन्नु न आफूलाई यहाँ कस्तो नर्भस फिल भइरहेछ
6: के हो केटी त ठिक छ नि होइन
7: केटी एक्टिभ रहेछ
8: सरी है घरबाट फोन आएर अनि के कुरा हुँदैथ्यो यहाँ
6: तिम्रो बारेमा कुरा हुँदै थियो
8: हो है के कुरा हुँदै थियो त्यस्तो एकैछिन ल आएँ आएँ हुन्छ आएँ भनेको बाहिर एकजना साथीलाई बोलाएको थिएँ बाहिर कुरिरहेको रहेछ मलाई अनि फोन गरेको गरेको थियो
6: ए
8: आज त मेरो काम परेर निस्किनु पर्ने भयो नि आयुष बरु मिलाएर कुनै दिन स्पेसल तरिकाले भेटौँला नि हुन्न
6: ओहो पिरो पानी दिनु न
9: के भन्ने भाग बस्ने बेला पानी सार्नु पर्छ नि गल लाग्ला भन्ने कसैलाई यादै हुन्न के गर्नु ल ल पानी
6: होइन यो घरकाहरूले खाना खानन् कि क्या आज
9: रमाले छोरी सुताएर खान्छु भने सन्देश मोबाइल बोकेर कुन कुना ग्याम हो कि श्याम खेल्दै होला अब बच्चालाई के भन्नु अब बाउकै त मोबाइल भेटेपछि त्यही ताल हुन्छ
6: ए आमा पनि टक्कला र साडी चाहिँ मन परेको पर्न बरु भन न
9: मखमलको कालो चोलो त खासकै छ नि त्यो निलो रङको साडीमा भने अलिअलि प्याला बुट्टा फुल भइदिया भए झन् राम्रो हुन्थ्यो अनि रमालाई चाहिँ के किन्दिस् त
6: त्यसलाई केही पनि चाहिँदैन अहिले जति पनि लुगा छन्
9: कुखुरा बेचेका सबै पैसा उडाएस कि बच्चा पनि छस्
6: 11 कडकनाथ बेचेको 22,000 भएको थियो किनमेल यताउता गर्दाखेरि 6,000 सकिहाल्यो टक्कलाएर 16,000 बाँकी छ अब त्यो पैसा पनि लिएको सापट तिर्नु छ नि
9: होइन त्यो कुखुराबाट राम्रै फाइदा हुने रहेछ कि के हो
6: त्यही भएर त अलिक धेरै पाल्न आँटेको नि आमै आफू फोकटा कचकच कचकच मात्र गर्ने खाले
9: फाइदा हुने कुरो त राम्रै हो कमाइ राम्रो गरिस् भने शालिक चोका घर बनाउलास् के मेरो सपना नि पुरा गरिदिलास् भन्ने लाग्छ
6: अब 16-17 कुखुरा पालेर शालिक चोका घर त बना बनै हो टक्क लाएर जग्गा लिजमा लिएर 6-6 महिनामा 150 कुखुरा बेचिरहने हो भने पो 8-10 वर्षमा घर बन्ला त नत्र त उयो आमै
9: केही काममा लागेपछि ध्यान दिएर त्यसमै लागिरहने तेरा बाको जस्तो बानी भए पो हुन्छ के भनेदेखि त आज एउटा कुरा गर्छ अब भोलि अर्को कुरा
6: ए बाको त्यस्तो पो बानी थियो र
9: तेरा बा निकै कडा मिजाजका हुनुहुन्थ्यो झनक्क रिसाउने रिसाएपछि आँखै नदेख्ने हात छोड्न त एक मिनट पनि लाउन्नथे, घ्याम्मै पिटिदिने, तर काममा भने पक्का।
10: बाको र मेरो बानी खासै मिल्दो रहेनछ ल, टक्क लाएर मलाई रमाइलो गर्न मनपर्छ, बालाई पिट्न मनपर्दो रहेछ।
9: हाँसो ठट्टा पनि गर्नुहुन्थ्यो नि गर्न त, तर अरूले ठट्टा गरेको मन नपर्ने, के भनेदेखि आफूले मात्रै गर्ने हो।
10: अँ थाहा छ मलाई, एकपटक बासँग ठट्टै ठट्टामा बा तास खेलौँ भनिदिएको, टक्क लाएर च्याप्प पाहार समातेर बुढाले त मल हाल तहाँ पुग्ने गरी हुर्याइदिनु भयो नि।
9: त्यति नगरेका भए तिमीहरू बिग्रेर काम नलाग्ने हुन्थ्यौ अहिले।
10: भनेपछि पिटेरै तल आयो है हाम्रो बाले हामीलाई चाहिँ।
9: बाउ आमाको डर नभएका छोराछोरी काम लाग्दैनन्। भात अलि थपौ
10: भयो भयो।
9: तेरो छोरो पनि मोबाइल भनेपछि सब थोक बिर्सिने भएछ, कट्टुमै आची गरेको समय थाहा पाउन्न। थप्पर लाएर भए पनि त्यो बानी चाहिँ छुट्टा है त्यसको।
10: ए आमा पनि भात खाने बेला यो आची साचीको कुरा नहरू न, हेर्नु टक्क लाएर नि यो घर धेतोमा राखेर पैसा निकालौँ, कुखुरा पालौँ, पैसा कमाऊ, अनि शालिक चौका घर बनाउला नि आमा।
9: घर धितोमा राखेर दिन निकालेर कुखुरा पाल्दैमा कमाई हुन्छ?
10: देख्नु भएन जम्मा 16-17 कडकनाथ पाल्दा आफूले खाएर बचेका बेच्दा समेत 22,000 फाइदा भयो त, थाहा छ त तपाईँलाई।
9: चल्ला फ्रीमा पाइया थियो र पो नाफा भयो, आफूले पैसा हालेर ल्याएको भए के पो।
10: आमा पालिकाले सस्तो रेटमा चल्ला मिलाइदिन्छौँ भनेछ, औषधि उपचार पनि फ्रीमा हुन्छ अरे के, सुरुमा 70-80 चल्ला मात्रै पालौ न।
9: के रे 70-80 त्यो पनि छ त, के भनेदेखि ऋण लिएर धुरीमा कुखुरो पाल्नु छ, सारा चल्ला भुसुकै भए ऋणमाथि ऋण थपिएर घरै लिलामी हुन्न।
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? यसको सही उत्तर हो 35 दिनभित्र। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुम पश्चिमबाट नवराज खड्का, दैलेखबाट गंगे अधिकारी, कास्कीबाट लक्ष्मी लम्साल र सोलुखुम्बुबाट आशा खालिङ राई विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 16601-34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805-75008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार सुरुमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला, नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 48
2: किन
3: दाई हेर्नु त मैले के ल्याए
2: ओहो कान्छी कम्पिटिसन जितेस
3: जित्दा भएर त यो अबिर मेडल लगाइदिएका हुन् नि त्यतिकै लगाइदिन्छन् त
2: फर्स्ट सेकेन्ड के भयो
3: फर्स्ट भयो नि
2: ओहो मैले त तँलाई भनेकै थिएँ नि तैँले जित्छस् भनेर त्यत्तिकै डराइरहेको थिइस्
3: अन्त आजसम्म स्कुल बाहिरको कम्पिटिसन गएको थिएन नि त
2: हो त नि
3: 10 स्कुलको गरेर हामी 20 थियौँ है दाई अनि कविता भन्न स्टेजमा नचढुन्जेल मलाई कस्तो डर लागिरहेको है स्टेजमा चढेर कविता भन्न थालेपछि त डर स्वर गायो आमा बा हुनु न घरमा कहाँ जानुभयो त
2: आज श्रीराम काकाको घरमा नारायण पूजा छ भन्नुभएको थियो त त्यही जानुभएको छ
3: दुईजना ए झन् आमा बुवाले देखाउँ भनेको त
2: आमा बुवा नआउन्जेल यतिकै बस्न त
3: कुन बेला आउनुहुन्छ
2: खै गएको त 2 जति भइसक्यो
3: दाई ए दाई बारीमा पानी एकछिनमा हाले पनि हुन्छ के मेरो यस्तो खुसीको दिनमा कति काम गरिरहनु भएको एकछिन छोड्नु
2: काम त गर्नु परिहाल्यो नि कान्छी
3: काम नगर्नु भनेको होइन के दाई एकछिनमा गर्नु भनेको
2: ल मेरी आमा ल गर्दिन भयो
3: भयो आज कति दिनपछि तपाईँको अनुहार उज्यालो देख्दैछु दाई
2: तैँले कवितामा जितेर आउँदा पनि मेरो अनुहार अँध्यारो भइरहेको छ त
3: दाई एउटा कुरा सोधौँ
2: के कुरा भन्न
3: तपाईँले अप्सरा दिदीको बारेमा के सोच्नुभयो
2: मेरो लागि आफ्नो परिवारभन्दा ठुलो अप्सरा होइन कान्छी
3: तपाईँ अप्सरा दिदीलाई छोड्न सक्नुहुन्छ त
2: खै थाहा छैन छोड्दा यस्ता कुरा खुसीको दिनमा मन अमिलो हुने कुरा गर्नुहुन्न क्या बरु तँलाई के चाहिन्छ भन् त
3: कवितामा फर्स्ट भएको गीत के भन्ने त्यो यो हातमा मुजै मुजा भएको वान पिस हुन्छ नि त्यही किनेर ल्याइदिन
2: वान पिस कति पर्छ त्यसको
3: 800 हो कि 900 जति पर्छ
2: ल यो 1000 रुपियाँ राखिराख लुगा किनेर बाँकी भयो भने तँलाई स्कुलमा खाजा खानुहुन्छ ल
3: हस् त मलाई पैसा चाहिँदैन तपाईँलाई पैसा नभएर अहिले कस्तो गाह्रो परेको छ
2: हेर न यसको कुरा पैसाको जति नै गाह्रो परे पनि तँलाई 1000 दिन नसक्ने छैन है तेरो दाई बुझिस्
3: मसँग अहिले टन्ने लुगा छ के दाई अहिले किन्नै पर्छ भन्ने छैन छोडिदिनु
2: हेर कान्छी म हुँदाहुँदै तैँले आफ्नो इच्छा मार्न पर्दैन यत्रो कम्पिटिसन जितेर आएकी छेस् परिवारको नाम राखेकी छेस् जाब यति पनि दिन सक्दैन होला त तेरो दाईले
3: त्यही पनि
2: यसै गरी राम्रो गर्दै जा त तेरो दाईले तँलाई भनेको पुर्याउँछ
3: यदि यसै गरी मैले राष्ट्रिय स्तरको कविता प्रतियोगिता जितेँ भने तपाईँले मैले जे माग्यो त्यो दिनुहुन्छ त आयुष छोड न के तिमी पनि कस्तो के
4: पहन यो साङ्गले कम्ती बिगार गरेको छ ला कता पस्यो
3: ए छाड्देऊ भने बस
4: पहन यति सफा गरी भ्याउँछु
3: अनि के हो आज त खुट्टा सफा गर्ने चाकर चलेछ त
4: गर्न पर्यो नि खुसबु
3: आज विशेष मान्छेसँग भेट्ने कार्यक्रम त छैन नि
4: मेरो को छ र त्यस्तो विशेष मान्छे भेट्नलाई
3: किन नहुनु भित्रभित्रै लुकी लुकी भेटघाट हुँदो रहेछ त अनि
4: कसलाई भेटेर मैले लुकी लुकी मसँग के भयो भने त म तिमीलाई भनिहाल्छु नि
3: मलाई केही थाहा छैन तिमी लुकी छुपी गर्नेहरूलाई थाहा पाऊ सबै अचेल यस्तो गर्न थाले रहेछ र पो मदेखि टाढा टाढा भारेछौ होइन आयुष
4: हा खुसबु पनि कुरै नबुझाइ के हो के हो को टाढा भयो रे
3: भयो छाड अब जे गरे पनि बुझेरै गरे होला क्या रे ठिकै छ राम्रो प्रगति गर्दै जानु अनि घरजम पनि वैशाखमै गर्ने त होला नि होइन
4: अझ घरजमको कुरा पो अलि बुझ्ने गरी भन न खुसबु खास कुरा के हो
3: अस्ति त्यो ग्वार खोलामा के भयो अब त बुझ्यौ नि होइन हो म त्यही बारेमा कुरा गर्न आएँ कि के भयो भन त
4: ग्वार खोलामा के भयो र
3: अब नबुझे जस्तो नगर है सब थाहा छ मलाई
4: थाहा छ भने भइगयो नि त किन मलाई सोधिरह फेरि
3: होइन तिमी यस्तो यस्तो काम गर्दै किन हिँड्छौ आयुष तिमीलाई जति भने पनि नहुने भयो होइन
4: के गरेर मैले त्यस्तो तिमी त्यसै कराउँछौ अनि
3: ए यति भन्दा पनि बुझेन है रोजिनालाई बोलाऊ के भयो भने उसैको मुखबाट सुन्ने हो
4: जति भन्दा पनि तिमीलाई पहिला तिमीलाई कसले भनेको कुरा भन त अनि हुन्छ कुरा
3: किन
5: कि यसले केही थाहा पाउँदिन भन्ने लाग्छ तिमीलाई?
4: त्यस्तो होइन, तर तिमीले सोचे जस्तो पनि होइन क्या फेरि।
5: कसको सोचाइ कस्तो हो भन्ने पनि थाहा पाउँदैछु म।
4: तेरिका, त्यस दिन भएको केही पनि होइन कि खुसबु, फेरि उहिलेको कुरा अहिले किन हल्ला
5: चल्छ त? गल्ती गरेपछि जिन्दगीभर हल्ला चल्छ, हल्ला मात्रै होइन अझ के चल्छ।
4: चले चलोस् त, आफूले के गरेको छैन किन डराउनु र? आफ्नो मन मिल्ने साथीसँग पनि कुरा गर्न नपाइने हो र?
5: कुरा मात्रै होइन, त्यसरी रोजिन रिसाएर नहिँडा भयो के हुन्थ्यो मलाई थाहा छ।
4: केही हुन्थेन, म त्यस्तो खालको केटा पनि होइन है फेरि, त्यसै जे पाए त्यही नभने हुन्छ है।
5: ओहो त्यस्तो है, केही गल्ती नै गरेको छैन जस्तो लाग्छ होइन? यसको असर के पर्छ थाहा छ तिमीलाई?
4: अब केही नगर्दा पनि
5: हेर आयुष, गल्ती भने गल्ती नै हो, साना साना कुरामा गल्ती गरेर फुर्सदमा पछुताउने काम किन गर्छौ भन त? तिमीलाई भविष्यको अलिकति पनि चिन्ता लाग्दैन?
4: भविष्य नै बिग्रिने जस्तो त के गरे जस्तो लाग्दैन मलाई त।
5: अनि के अस्ति ग्वारखोलामा रोजिनासँग जे जस्तो व्यवहार गर्यो ठिक हो जस्तो लाग्छ तिमीलाई?
4: हेर खुसबु, यो रोजिना र मेरो बिचको कुरा होइन, हामी दुईजना बिचमा जे भए पनि तिमीलाई चाहिँ किन यति धेरै चासो?
6: बुझिस्, बहुत भएको थियो यार यसरी पार्टी नगरेको पनि, धन्न आमा नभएको मौका पर्यो र घरमै पार्टी गर्नु पाए बुझिस्।
7: काकी कता जानुभयो र?
6: कता हुनु, रमालाई माइत पठाइदिए भनेर जिद्दी गर्दै हुनुहुन्थ्यो, अब मैले छोरीलाई हेरचाह चाहिने बेलामा काको माइत पठाउनु भनेर भनिदिएको, रिसाएर बट्टा चोर्दै चलिदिनु भयो।
7: स्वास्नी र छोरी मात्रै भरेर आमालाई एक्लो नबना है, जेवा पनि जन्मदिने आमा हुन्।
6: आयो फेरि अर्को पाठ पढाउनलाई, मा हेर केटा, टक्क लाएर एक दुई दिनमै फर्केर आउँछु नि बुढी म, एक त बाथकी रोगी जहिल्यै त्यसमाथि राइफल तेल घरमै छुटेछ।
7: यो दारू खाएर बेला पनि के बोरिङ गरेर बस्ने यार, यसो तरुणीका कुरा सुनेन पहिलो पहिलेका
6: चुपलाग। अहिले कुरा चलिरहेको बेला रमाले टक्क लाएर पछाडि आएर सुन्यो भने बरु गीत गाए भन, गाइदिइहाल्छु नि म।
7: ए र पनि खत्रै चर्बी सिङ्गर होस् नि यार, गाना त एउटा गीत गाइदिए।
6: चुपलाग मुला
7: न,
6: कति नै हेप्दो रहेछ, मौका पाएँ भने नि तेरे त्यो दाई चक्र बमले भन्दा खतरा गाउँथ्यौ म खतरा।
7: यो तेरो कडकनाथको हड्डी साह्रै साह्रो रहेछ यार, थाहा छ धेरै भावुक नभना गाउने मन भए एउटा गीत गाइदे नि त।
6: ल कुन गाउँ त, लाउर जाने रेलैमा गाउँछु है त।
7: गाइदे गाइदे, जुन भए पनि गाइदे।
6: ल सुन त, चौतारीमा पिपल छाया।

0: होइन धेरै नभुने यार, फुस भएर ढल्यो भने त राति बच्चाले रोएर दुःख दिएको पनि थाहा नै हुन्न हो।
1: रक्सी मासु र गीतको बिचमा फेरि बच्चा नल्याले यार।
0: ओहो, तैँले मासुको कुरा गर्दा पो झट्ट याद आयो मलाई, रमालाई त अघि नै लगिदिएको थिएँ नि टक्क लाएर। तल जगत दाईहरूलाई पनि चखाउनु पर्ने पहिलो कडकनाथ मासु त
1: छाड्दैन यहाँ। अहिले बच्यो भने लैजालाई के पार्टी तेरो र मेरो चलिरहेछ, तपाईँ घरि जगत दाई भन्छ घरि श्रीमती। त्यही यार, त
0: कस्तो कुरा गर्छ यो, एउटै घरमा बस्ने जगत दाई आफ्नै दाई जस्तो मान्छे, अनि छ महिना मात्रै भयो कि मेरो सुत्केरी सुहानीलाई सम्झनु परेन त। त्यही कुरा गर्छु
1: तर यार
0: हजुर,
1: तेरो र भाउजूको यो माया प्रति देख्दा नि
0: हो,
1: तैँले छोरीलाई माया गरेको देख्दा त मलाई कसम घरजम गर्नु लाग्न थाले यार।
0: अनि गर्न त, कतिन्जेल यो बुङ्गो जिन्दगी जिउँछस्
1: हो यार। तर एउटा प्रब्लम छ के?
0: प्रब्लम? कस्तो प्रब्लम हो फेरि?
1: ए, यो बिहे गरेपछि बच्चा त भइहाल्छ
0: भइहाल्छ नि त,
1: अनि त्यसले सासी र बच्चाले आछि गरेका लुगा धोएको सम्झेर चाहिँ यो काम त मबाट हुन्न यार भनेर झस्किन्छु के।
0: यसको कुरा सुन्दा पनि अचम्म लाग्छ। हेर, मलाई पनि सुरु सुरुमा त काम भनेपछि मरै झैँ लाग्थ्यो ल, तर अहिले हेर त्यस्तो केही लाग्दैन। बानी परिन्छ बुझिस्, बानी परिन्छ। मैले त इन्जोय गरेर चाहिँ
1: इन्जोय अहिले स्वास्नी छोरी भनेर सब कुरा बिर्सिरहेछस्। भोलि ढाबाले हाव खायो भने उलास गर्न घाटको
0: होइन के भन्छ यो
1: हो नि। कमाई काज नगर्ने लोग्नेलाई त सासनले टाउकोमा टेक्ने मात्र होइन तिर्न समय छोड्छन्, अनि जिन्दगीभर पछुताउनु पर्ला। त्यति बेला हिक्मतले भन्थ्यो भनेर सम्झेलास् बुझिस्।
2: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
3: गत हप्ता सोधिएको प्रश्न थियो, कति कक्षासम्मको शिक्षालाई विद्यालय शिक्षा भनिन्छ? यसको सही उत्तर हो कक्षा 12। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट किशन महर्जन, प्युठानबाट असीम पाण्डे, खोटाङबाट सम्झना सुनुवार र सोलुखुम्बुबाट पूजा थुलुङ विजेता बन्नुभएको छ। तपाईहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नेपालको संसदबाट एमसीसी कहिले अनुमोदन भयो? प्रश्न फेरि एकपटक, नेपालको संसदबाट एमसीसी कहिले अनुमोदन भयो?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा चार त्यसपछि दुई थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त रोपे गुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 21
2: टोकरे मितिनी ल आउनुहोस् बस्नुहोस् यता
3: मित लगाएको त्यो दिन त म कहिले बिर्सिन्न नि शशी मलाई त ठुलै चार जस्तै लागेको थियो
2: मलाई त के नभए जस्तो डर लागेको थियो आमाले अरूकै घरमा पठाइदिन लाग्यो हो कि भन्ठाने मैले
4: कति वर्षको हुनुहुन्थ्यो र तपाईँहरू मित लगाउँदा
3: 7 वर्ष पुरा भएर 8 हिँड्दै थियौँ होइन
2: हो क्या रे
4: दुवैजना
3: हामी दुवै एकै दिनमा जन्मियो फेरि सानैदेखि मेरो आमा र मितिनी आमा एकदम मिल्ने साथी रे के
2: पछिसम्म आउ जाउ भइरहोस् भनेर हामीलाई मितिनी ल्याइदिएको रे
3: त्यसपछि त मेरो मुखैमा मितिनी मात्र आउँथ्यो घरमा खिर पकाए नि मितिनीलाई लगिदिनु पर्ने कसैले केही दिए पनि मितिनीलाई देखाउनु पर्ने
2: बिहा गरेपछि त मितिनीलाई बिर्सिहाल्नु पर्ने मितिनीले 2-4 दिन बस्ने गरी आउनुहोस् भन्दा पनि नआउने घरमै आउनु पर्ने है भेट्न
3: तपाईँको नेत्र दाइले नपठाएपछि के गर्ने त जान्छु भने त हो नि पर्दैन भन्नुभयो
2: तिनलाई अब म के चाहिन्थ्यो पहिला पो मेरो मितिनीलाई फकाउनु थियो र कामै नपरी बोल्न आउँथे भेटौँ न मात्र तिनलाई जान्या छु
4: हेलो शशी दिदीसँग बाहिर छु क्या भिडियो गर्न मिल्दैन क्या
2: ऊ हाम्रो भाइको भिडियो कलको निम्त आयो
3: कसको
2: के अरे हरिस
4: दिदी नकराउन न
2: ए तनु तनु हेर्नु नि जुन बेला पनि त्यही केटीसँग गफ गरिरहन्छ
4: त्यस्तो होइन के
2: साँच्ची मितिनी मैले अनन्तलाई भेटेको थिएँ नि घर आउँदा एउटै बसमा परेका थियौँ
4: को हो अनन्त भने
3: कोही होइन के ए छोडिदिनुहोस् न मितिनी अर्काको गफ नगरौँ न है लुगा सुक्यो होला बरु म उठाएर आउँछु
2: तपाईँ बस्नु न मितिनी म लुगा उठाइदिन्छु मलाई टोइलेट पनि जान मन लागिरहेछ
3: ल ल नसुक्या लुगा चाहिँ डोरीमै छोडिदिनु है
2: हुन्छ हुन्छ
3: के हो हरिस मुसु मुसु हाँस्दै मोबाइल चलाएको छ तनुको म्यासेज हो
4: होइन दिदी
3: अब कुसुम मन पर्न छोड्यो पहिला त खालि कुसुमको पछि लागेको थियौ त
4: म मात्र पछि लागेर के गर्ने उसले चाहिँ वास्तै गर्न छोडी मलाई त झ्याउ लाग्छ दिदी त्यही बेलामा तनुले मन पराउँछु भने मैले पनि यस भन्दे
3: त्यो तनु त कस्तरी सुर्दी छ मलाई त मनै पर्दैन कुसुम जस्ती राम्री गर्लफ्रेन्ड पो गर्लफ्रेन्ड त
4: राम्री भएर त होला नि घमण्डी भएको मैले कति पटक मन पराउँछु भने एस पनि नभन्ने नो पनि नभन्ने सधैँ उसैको पछि लागिरहन्छ भनेर होला नि भाउ खोजेको म पनि के कम उसैलाई देखाउनलाई हो मैले तनुलाई यस भने
3: हरिस तिमीले कस्तो कुरा नबुझेको मुखले यस नो भन्नुपर्छ र व्यवहार देखेर थाहा भइहाल्छ नि मलाई त कुसुमले तिमीलाई मन पराउँछ नि जस्तो लाग्छ है
4: मनमा माया भए त मुखले यस भन्ने के गाह्रो रहे इन्दु दिदी
3: बरु म कुसुमलाई सम्झाइदिन्छु तिमीसँग त कुसुम नै सुहाउँछ त्यो तनुसँग त तिम्रो जोडा त यति पनि मिल्दैन बरु मै कुरा गरौँला के कुसुमसँग
4: एउटा कुरा नढाटी भन्नु त इन्दु दिदी तपाईँ सधैँ कुसुम र मलाई मिलाउन खोज्नुहुन्छ कुसुम र म नजिक होस् भन्ने चाहनुहुन्छ किन भन्नु त केही विशेष कारण छ र

0: ए विवेक दाई पो,
1: ओए के गर्दैथिस् भन् त मलाई।
0: ए दाई, त्यस्तो केही पनि होइन के, यसो गीत सुन्दै तरकारी केलाउँदै थिएँ।
1: ढोकाको कब्जै खुस्किने गरी डङ डङ पार्दा नि थाहा नपाउने भनेपछि।
0: दाई पनि अति भन्दिनँ क्या, खासमा हाम्रो घरबेटी बा फेरि भाडा माग्न आएछन् कि जस्तो लागेर क्या।
1: जहाँ पनि यो घरबेटी आतंक चाहिँ छ यार, कहिलेकाहीँ त मुला यिनीहरूकै घर

0: पनि उसको छोरीलाई जिस्काउ दिनु भयो होला, उसको छोरीको कुरा होइन के यार, तैँले मेरो सानो बाको छोरालाई त चिन्छस् नि।
1: सानो बुबाको छोरा भनेपछि?
0: मसँग हुन्छ नि त्यो दिनेश भन्ने केटो, क्या चिन्दैनस्?
1: त्यो मोटो दिनेश पसलवाला काकाको छोरा भने होइन?
0: त्यही मैले अस्ति फोटो खिच्न भनेर त्यसको क्यामरा मागेर ल्याएको थिएँ, आज फेरि बहिनीले घुम्न जान लाछौँ भनेर क्यामरा लिन आएको थिएँ।
1: अनि के भयो त?
0: के भयो भयो नि, त्यो घरबेटी तोरी आएर सधैँ यसरी केटी लिएर आउने, मेरो घरलाई के सम्झेको छ अरे?
1: अनि
0: होइन बुवा, यो मेरो सानीमाको छोरी हो, मेरो बहिनी हो भन्दैछु, बुढो झन् जोसिन्छ यार।
1: लास्टै भएछ त,
0: कहिले साथी बनाएछ कहिले बहिनी बनाएछ, मेरो घरमा यस्तो चल्दैन पो भन्छ त यार। मलाई त त्यही क्यामराले र न न न न हुने गरिदिउँ कि जस्तो लागिरहेको थियो।
1: तपाईँको त पुरै इन्टरनेसनल बिल्ला गर्दैछ त बुढाले। त्यो बहिनीले के भन्यो त अनि?
0: के भन्नु, बिचरी घोप्टो मन्टो पारेर सुनिरहे, अनि गए पनि नभनी गए यार। साला तोरी बुढोले गर्नु गर्यो नि आज।
1: दाई पनि अरू बेला मौका मिल्यो कि कोठामै म यहाँहरू ल्याइदिने, अनि त्यही सम्झ्यो होला नि।
0: मेरो कोठामा चाहिँ के केटी आउनै नहुने, कस्तो कुरा गर्छ यार। जेवानी मोडलु यार, यसो साथी सर्कल त्यो त चलिहाल्छ नि।
2: कम अन यार,
1: के थाहा बुढाले यसो कुराकानी सुनेको थियो कि, अझ साउन्ड इफेक्ट सहित पो सुनेको थियो कि। के थाहा दाइ, अब दाईको हबी भने नि जे भने नि कुरो त्यस्तै त्यस्तै हो क्या रे।
0: चुप्लाक मोला, कहिले कहीँ त भइहाल्छ नि, त्यसलाई हल्ला गर्दै हिँड्नुपर्छ त।
1: यति कुरामा त मेरो घरबेटी चाहिँ त्यो उतै हुने यार, यिनलाई घरबाट टाइममा दिनु पऱ्यो बस, अरू केही मतलबै छैन। कोही आओस् कि नआओस् कि हाँसोस् कि रोस् कि चिच्याओस् कि, एक किसिमले बिन्दास छन्।
0: बरु यसो गरौँ न, त मेरो रुममा बस, म यहाँ बस्छु नि हुन्न।
1: दाईको कुरा नि ठिकै हुन त, तर त्यसो नगरौँ होला दाई, आफ्नो त बाउले खोजिदिएको कोठा हो यो।
0: किन, त पनि यसो सेटिङ मिलाइरहेछस् कि के हो?
1: ए मसँग को छ र सेटिङ मिलाउनलाई, अब त उयो सम्झिने बस्ने।
0: तर त पनि लास्टै गुवाच्छ यार।
1: किन र दाई?
0: हुन्छ नि यार, मुनुसरमा पुरै भिदा छ क्यारे, घरबेटी यस्तो देउता छ, यस्तो राम्रो सेटिङ मिलाए बेला यसो हुन्छ नि, सँगै बस्ने बोलाउने दुःख सुखको कुरा गर्ने माया प्रेम।
1: भेट्ने त कुरै नगरौ यार दाई, उसले फोन गर्न त मान्दिन, भेट्दा फोन गर्दा बाउले थाहा पाउँछन् रे, उसँग त च्याटमा मात्र पुरै भर्चल चलिरहेछ दाई, पीडा छ नि हो दाई पीडा।
0: बाउ कफनान, त कहाँसम्मको छस् पुरै थाहा छ मलाई, मेरो अगाडि साधु बन्न खोज्छ यार, मलाई त थाहै छैन जस्तो
1: हो क्या दाई। मैले पनि भेटो भनेर फेरि कर पनि गरेँ होइन, होस्
0: त मुला पनि मुलै होस् के, त्यो पनि फोक्से
1: किन र?
0: नभेट्ने भन्ने नि हुन्छ, बरु नमाने यसो कुरो मिलाएर भन्न, बिरामी जस्तो भएर बोलाए पनि हुन्छ।
1: झुट बोलेर
0: बोल्नु पऱ्यो नि सहज तरिका नभएपछि, कन्फिडेन्टली झुट बोल्नु पनि एउटा कला हो बुझिस आयुष। हेर आयुष, लाइफमा नि चान्स आएको बेला छोड्नु हुन्न, नत्र पछि पछुतो हुन्छ, उमेरमा नगरेको मस्ती कहिले गर्ने भन् त मलाई।

0: रिपोर्ट ल्याउनु पनि कति उभिड गर्या त,
1: कति लामो लाइन रहेछ उभिँदा उभिँदै। अनि खै त डाक्टर
0: उता वार्डमा जानुभएको छ, एकछिनमा आउनुहुन्छ अरे।
1: यहाँको काम गरेको तालमाल देख्दा पनि के भन्नु र, जता पनि कुर्नै पर्ने, झन् चाँडै निस्कौँ भनेको।
0: अब त समय नलाग्ला नि, यही रिपोर्ट देखाउन बाँकी त हो नि उत्सव।
1: रिपोर्ट देखाउन त पहिले डाक्टर पनि आउनु पर्यो होला नि।
0: कति रिसाको क्या तिमी, अघि डाक्टरसँग पनि त्यस्तै व्यवहार देखायो।
1: अनि सबै कुरा उनीहरूलाई मात्र थाहा भए जस्तो गर्छन् त बा, हामीलाई त केही नै थाहा नभए जस्तो।
0: डाक्टरले नहुने कुरा गरेकै थिएन नि।
1: त्यही त, तिमीलाई त सबै ठिक लाग्ने भइहाल्यो नि, आखिर तिम्रै सपोर्टमा कुरा गरिरहेको थियो क्यारे डाक्टरले।
0: कस्तो कुरा गर्छौ के तिमी, मेरो ठाउँमा तिमी भा भयो बुझ्छौ यस्तो कुरा।
1: हुन्छ नि त, अब म रमा बन्देउला तिमी उत्सव बन, हुँदैन।
0: खासमा तिमीलाई यहाँ आउनु परेर रिस उठ्या हो, आउने बेला पनि त्यस्तै गयो।
1: यस्तै हुन्छ भनेर हो म आउन नखोजेको पनि, आखिर म आएर पनि हुने केही होइन। बरु आमासँग आएको भए तिमीलाई पनि सजिलो हुन्थ्यो, मेरो पनि उता काम बन्थ्यो।
0: मलाई तिमीसँग आउन मन लागेको थियो नि त, पहिला सन्देश पाउने बेलामा पनि तिमी थिएनौ, त्यसैले तिमीले पनि केही कुरा थाहा पाउँछौ कि भनेर हो कि
1: होइन। अब यस्ता कुरा मैले थाहा पाएर के हुन र,

0: मैले बच्चा जन्माउने होइन क्या अरे, पाउने तिमीले नै हो। यो महिलाहरूको सरकारको कुरामा मैले किन बुझ्ने हो फेरि?
1: कस्तो कुरा गर्छौ क्या तिमी? अब
2: तपाईँको रिपोर्टहरू आयो?
0: आयो, ए यहाँ छ।
2: मैले टेस्ट गर्न भनेको सबैको रिपोर्ट छ नि?
1: हजुर सबै छ।
2: रिपोर्टमा अरू त ठिक रहेछ, तर हेमोग्लोबिनको मात्रा अलिक कम देखिएको छ, त्यसैले तपाईँलाई कमजोर थकित फिल भएको हो, चक्कर आएको हो। त्यसको लागि तपाईँले चाहिने खानाहरू प्रशस्त मात्रामा खानु भएन कि क्या हो?
1: खान त खाएकै छु, त्यस्तो नरोचेको पनि छैन डाक्टर साहब।
2: खाना खाएर मात्रै हुँदैन नि, गर्भावस्थामा साबिकको भन्दा धेरै र पोसिलो खानेकुराहरू खानुपर्छ। तपाईँले खाएको खाना तपाईँ र बच्चा दुवैको लागि हो भन्ने कुरा तपाईँहरूले बुझ्नु पर्यो।
1: हजुर डाक्टर साहब।
2: हरेक बार खाना चार भन्ने सुन्नु भएको छ नि?
0: खै मैले त सुनेको छैन डाक्टर साहब, के हो त्यो भनेको?
2: यस्तो अवस्थामा अन्न, गेडागुडी, फलफुल अनि पशुजन्य खानेकुरालाई दैनिक खानामा समावेश गराउनु पर्छ भन्न खोज्या हो।
0: सबै कुरा सधैँ त भान्सामा पाल्नु पनि पर्यो नि डाक्टर साहब।
2: त्यही भएर त तपाईँले ध्यान दिन पर्यो भनेको। अनि जब पनि गर्नुहुन्छ तपाईँ?
1: गर्छु डाक्टर साहब।
2: काममा कतिको प्रेसर छ?
1: त्यस्तो छैन।
2: धेरै कुराहरू त मैले अघि पनि भनिसके, त्यही हो, यस्तो बेलामा तनाव लिनु भएन, आराम धेरै गर्नु पर्यो, घरका सदस्यले पनि ख्याल गर्नु पर्यो।
0: अब आमा पनि रोगी हुनुहुन्छ, मेरो पनि बिजनेस छ, त्यही त हो नि।
2: त्यस्तो भनेर हुँदैन है, यस्तो बेलामा श्रीमानको अझ बढी साथ चाहिन्छ। गर्भवती अवस्थामा गरुङ भारीहरू उचाल्नु हुँदैन, अप्ठ्यारो कामहरू नगर्ने, राम्रा कुराहरू गर्ने सुन्ने गर्नुपर्छ, बुझ्नुभयो नि?
1: हजुर डाक्टर साहब।
0: अब हामीले के गर्नुपर्छ त डाक्टर साहब?
2: गर्भ रहेको चौथो, छैटौँ, आठौँ र नवौँ महिनामा कम्तीमा चार पटक चेकअप गराउनु पर्छ। पहिलो पटक नै जचाउनलाई ढिला गर्नुभयो, अब चाहिँ यस्तो नगर्नु होला।
1: आउला भन्दा पनि यत्तिकै भयो डाक्टर साहब।
2: यस्तो हेल्थ चेकलाई गर्न भएन नि, यस्तो गर्नुभयो भने बच्चालाई पनि समस्या देखिन सक्छ। अर्को कुरा, जुनसुकै बेला कुनै समस्या आएमा तुरुन्तै आउनु होला।
0: अब हामी जाँदा हुन्छ डाक्टर साहब, अहिले हतार थियो।
2: हुन्छ, मैले केही औषधि लेखिदिएको छु, यो चाहिँ नियमित खानु होला।
1: हुन्छ, हस् डाक्टर साहब।
2: तपाईँलाई एउटा कुरा भन्छु, माइन्ड नगर्नु होला ल।
0: के कुरा?
2: अघिदेखि तपाईँलाई याद गरिरहेको छु, तपाईँ मेरो कुराहरूलाई खासै वास्ता गरिरहनु भएको छैन। तपाईँ श्रीमती गर्भवती भएकोमा ह्याप्पी हुनुहुन्न हो?
3: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, उत्सवले सुरु गरेको व्यापार के हो? यसको सही उत्तर हो ढावा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा, दार्चुलाबाट तारा सिंह महर, झापाबाट विवेक खत्री र कञ्चनपुरबाट फुलमाया बोहरा विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ? प्रश्न फेरि एकपटक, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 101।
2: अह
3: के बुवा,
2: उफ कस्तो पोल्यो नि मर्ने गरी।
3: हेतेरिका ई पानी खानु ई। हेर्नु त मम्मी बाबा त पुरै आँसु निकालेर रुनु पो भयो त।
4: त्यही त भने तेरो बाउको आँखामा आँसु अडिँदै अडिँदैन।
2: तिमी नि भन्न पाएस त डराइदिन्छौ के चम्पा।
4: परेन त
3: बुबा, ल दाल फ्राई र परठा खानु है त।
2: अहिले खाउँला, यहाँ जिब्रो पोलेर खपी नसक्नु भइरहेछ। बरु ल यो मोमो खाऊ, म सक्दिनँ अब।
3: मम्मीले खानुहुन्छ।
4: अँ यो सबै मलाई खुवाएर बिरामी बनाउने विचारमा छौ कि क्या हो तिम्रा बाउ छोरी?
3: हजुरलाई यो निकै मनपर्छ नि त।
4: अनि मनपर्छ भन्दैमा सबै एक्लै खाउँ त।
2: घरको मात्र कति खानु, कहिले काहीँ होटलमा खान पाएन हुन्थ्यो भन्थ्यौ त। अब आज के भयो, खाऊ न त मरुन्जेल।
3: ए बुवा पनि कति डिस्काउन्ट भयो होला आमालाई।
4: हेर न हेर, कति न फुर्ती लाग्यो, आफैले ल्याए जस्तो। छोरीले नल्याए भए अहिलेसम्म घरमै चामलमा कतिवटा चिर्सा परेछ भनेर निकालेर आउँथे।
2: भन्न पाएँ भनेर धेरै पचक्कै पर्ने गरी नभन त चम्पा। आज होटलमा खाना खाने भनेर मैले नै ओल्याएको भयो नि त खुसबु।
3: हो कि मम्मी, खासमा म राष्ट्रिय खेलाडीमा छनौट भएको खुसियालीमा बाबाले नै खुवाउँछु भन्नुभएको।
4: ओहो ठुलै काम भएछ त। अब भोलिदेखि सूर्य पनि पश्चिमबाटै उदाउँछ होला होइन।
3: एकैछिन चुप लाग्न। हेलो हजुर नमस्कार। हजुर हजुर बोल्दैछु। ए मैले गर्नुपर्ने? ए हुन्छ हुन्छ हुन्छ, ल्याइदिनु न है हेरौँला।
2: ए के भयो खुसबु, के हेर्ने कुरा गरे?
3: छ नि बुवा, त्यो विलासनगर सिमेन्ट फ्याक्ट्रीको एउटा टिभी एड बनाउन लागे रहेछन्, अनि त्यसैको टिभी एड गर्ने रे। त्यही भनेर एड एजेन्सीले फोन गरेको, पैसा पनि राम्रै दिन्छु भनेको छ।
2: देख्यौ त चम्पा, हाम्री छोरीलाई मान्छेले चिन्न थालेपछि त फोन गरी गरी पैसा आउने काम दिन थाले है।
4: यो टिभीएस भनेको चाहिँ के हो र?
3: टिडिएस होइन कि मम्मी, टेलिभिजनमा प्रचार आउँछ त, हो त्यस्तै विज्ञापन बनाउने भने के। तर खै मलाई एक्टिङै गर्न आउँदैन, कसरी पो गर्ने हो?
4: ए हाम्री छोरी हेर्दा हेर्दै अब टिभीमा पनि देखिने भयो होइन त।
2: उनीहरूले सिकाइहाल्छन् नि, डाइरेक्टरले जसो जसो भन्छन् त्यसै त्यसै गर्ने त हो नि।
3: अनि उनीहरूले भने जस्तो गर्न आफूले चाहिँ जान्नु परेन त
4: बाबा पनि।
2: जानिहालिन्छ नि, यत्रो राष्ट्रिय खेलाडी हुन लागे मान्छे गरिहाल्छौ नि छोरी।
4: गर्छौ गर्छौ छोरी।
3: फेरि उनीहरूले नै गरे क्या हो, ल्यान्डलाइनबाट फोन आइरहेछ, फेरि केही भन्नलाई पो हो कि। हेलो ए आयुष, अँ भन्न त, कुन हस्पिटलमा? ल ल ल ल म आइहालेँ ल।
2: होइन के भयो?
3: खै के भयो, आयुष पुरा रुन्चे स्वरमा बोलाइरहेछ, हस्पिटल आऊ मात्रै भन्छ, अरू केही भन्दैन।
2: होइन अस्ति पसलमा आएको बेला बुबालाई सन्चो छैन भन्दै थियो कि आयुषका बुबा।
4: राम राम राम।
5: आदरणीय उपस्थित महानुभावहरू, अब म हाम्रो यस ब्याङ्कको माझकोट शाखालाई देशभरबाटै उत्कृष्ट बनाउनु हुने शाखा प्रबन्धक श्री ललिता ठकुरी म्याडमलाई सम्मान गरिदिनु हुन आजको कार्यक्रमका प्रमुख अतिथिज्यूलाई आग्रह गर्दछु, र सम्मान ग्रहण गरिदिनु हुन ललिता म्याडमलाई आग्रह गर्दछु। धन्यवाद। पुरस्कारको रूपमा नगद रु 1,00,000 र सम्मान पत्र रहेको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। अब म संक्षिप्त मन्तव्य राखिदिनु हुन यस वडाका वडाध्यक्ष लालु भण्डारीज्यूलाई हार्दिक आग्रह गर्दछु।
6: धन्यवाद। मलाई धेरै भाषण गर्न त आउँदैन, काम गर्ने मान्छे भनेर जनताले वडा अध्यक्ष बनाइदिए। म के भन्न चाहन्छु भने यी ललिता बहिनीका परिवार हाम्रो गाउँका होइनन्, बस्तीपुरबाट जागिर खान यहाँ आएर बसे। आज माझकोटवासी कसैले पनि यिनीहरूलाई बाहिरका हुन् भन्दैनन्। सुरु सुरुमा यो बैङ्कमा जागिर खान आउने ललिता बहिनीलाई सबैले हेपेको पनि देखेका छु। अब अहिले यी ललिता बहिनीलाई यही हलभित्र नमस्ते गरे पनि देखेका छु। अब महिलाले भात पकाउन छोरा छोरी पाउन बाहेक अरू केही जान्दैनन् भन्नेहरूको मुखमा यो कुराले चाहिँ मुखै टालिएको छ। मलाई ललिता बहिनीको अझ धेरै प्रगति हेर्न मन छ भन्दै मेरा दुई शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।
5: यहाँलाई धेरै धेरै धन्यवाद। अब म आज पुरस्कृत हुनुहुने व्यक्तित्व ललिता म्याडमलाई आफ्ना भनाइहरू राखिदिनु हुन अनुरोध गर्दछु।
3: धन्यवाद। सबैभन्दा पहिला त म मेरो ब्याङ्क जसले मलाई पत्याएर यो जिम्मेवारी दिनुभयो, जिम्मेवारी कसरी निर्वाह गरेको छ भनेर नियमित अपडेट लिइराख्नु भयो र त्यसको मूल्याङ्कन गर्दै तिमीले राम्रो गरिरहेको छौ है भन्दै आज यो सम्मान गरिदिनु भयो। म ब्याङ्कका डेप्युटी सिइओ म्याडम मार्फत ब्याङ्कको व्यवस्थापनप्रति आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी म आभार व्यक्त गर्न चाहन्छु मेरा दुई आँखा जस्ता मेरा छोरीहरूलाई, जसको अनुहार हेर्दा म जस्तो सुकै थकाइलाई पनि भुल्ने गर्छु, र सबैभन्दा धेरै आभार व्यक्त गर्न चाहन्छु मेरो जीवनसाथी जगतलाई। परिवारको जिम्मेवारी, छोरीहरूको सरसफाई, गृह कार्यदेखि भान्जाको काममा समेत मलाई कहिले ऊ आउँछ र गर्छ भनेर कुरेनन्। कतिले त तिम्रो श्रीमानले के गर्नुहुन्छ भन्दा मैले लेख्नुहुन्छ उहाँ लेखक हो भन्थे। धेरैको फेरि यही प्रश्न आउँथ्यो कि लेख्नु त हुन्छ होला तर काम चाहिँ के गर्नुहुन्छ भनेर। यी र यस्ता प्रश्नहरू धेरै सुने मैले, र म आज यही मञ्चबाट भन्न चाहन्छु उनले हाम्रो घरको सारा जिम्मेवारी समेत तानेका छन्। उनी मेरा घरका स्याहारकर्ता हुन्। त्यसैले त म आज यो ठाउँमा छु। म तिमीलाई पनि यो मञ्चमा बोलाउन चाहन्छु र मेरा साथमा मेरा दुई छोरीहरूलाई पनि म यो स्टेजमा बोलाउन चाहन्छु। के कुरा भन न जगत?
7: खासमा म ललिता उत्कृष्ट ब्याङ्कर भए जस्तो अथवा यिनले भनेको जस्तो उत्कृष्ट श्रीमान चाहिँ होइन, खालि आफूसँग भएको समयलाई घरमा व्यवस्थापन गरेको मात्रै हो। यो त मेरो स्वाभाविक जिम्मेवारी हो नि। मैले मेरा यी दुई छोरीहरू हुर्काउन कुनै रकेट साइन्स लगाएको पनि छैन। उनीहरूसँग हर वखत उनीहरूको साथी जस्तै भएर नजिकिन्छु ताकि उनीहरूले आफ्ना सबै कुरा मसँग भनन्, कुनै कुरा भन्न डराउनु नपरोस्। त्यसैले मेरो जस्तै सबैको घर परिवारमा पनि नियमित संवाद होस्, बाउहरूले पनि घर परिवार बुझ्ने कोसिस गरून्। त्यही भएर हामीले यस ठाउँमा बाउ समूह पनि बनाएका छौँ। मेरो भनाइको अन्त्यमा म के भन्न चाहन्छु भने लालुकाकाले बाउ समूहको अभियानलाई निरन्तरता दिन खास भूमिका खेल्नुहुनेछ भन्ने विशेष अपेक्षा गरेको छु। यति भन्दै म मेरो कुराहरू यहीँ राख्न चाहन्छु। धन्यवाद।
8: त्यो त है एकैछिनमा पसिना पसिना भयो भने।
9: अनि कस्तो होला त कम्पिटिसन आउने मान्छेले तयारी त गर्नुपर्छ नि।
8: बिचरा, अब कविता त त्यसको ठिकै थियो तर प्रस्तुति चाहिँ ओहो झुर।
10: चोरा कविता पो हो कि?
8: होइन, चोरा त होइन जस्तो लाग्छ। स्मारिकाहरूमा पनि रेवन्त जोशी भन्ने नामहरूबाट कविताहरू छापिरहेको हुन्छ, फोटो पनि त्यसैको हुन्छ।
9: अनि त्यस्तो कविता लेखिरहने मान्छेलाई के भयो होला है, आफैले लेखा कविता पनि पढ्न नसक्ने?
8: कोही कोही त्यस्तै हुन्छन्। हाम्रो स्कुलमा पनि थियो नि एकजना, के रे त्यसको नाम, सञ्जय, त्यो पनि त्यस्तै थियो नि। पढ्नमा एकदमै ट्यालेन्ट तर केही कुरा बोल्नु पर्यो भने रातो हुन्थ्यो।
10: हो हो, ठिक भन्छ, त्यो पनि त्यस्तै थियो।
8: मलाई पनि त पहिला कस्तो डर लाग्थ्यो है, झन् रेवन्तलाई देखेपछि त मेरो पनि त्यस्तै हालत हुन्छ होला, सबैजना हाँस्छन् होला जस्तै लागेको थियो। तर स्टेजमा चढेपछि त डर सर कता हरायो हरायो।
10: तैँले कविता पढिसके पछाडि सबैले ताली बजायो हो?
8: कविताको बिचबिचमा पनि बजाए
9: बजाइहाल्छन् नि। हाम्रै कुसुमको वाचन शैली कस्तो राम्रो छ, होइन त कविज्यू?
8: त्यो त हो, कुसुमको कविता भन्दा पनि वाचन शैली धेरै राम्रो हुन्छ। त्यहाँ पनि त्यस्तै भन्दै थिए नि, कविता त अरूहरूको पनि राम्रो थियो रे तर भन्ने तरिकामा चाहिँ मेरो नम्बर बढी आयो रे।
10: त स्टार भइस यार, रेडियोमा तैँले जितिस् भनेर समाचार आएपछि त गाउँका जसले पनि तेरै कुरा गरिरह हुन्थे।
8: हो र? त
10: बेलुका म ठगुन नभएको पसलमा गएको थिएँ है, त्यहाँ पनि तेरै कुरा गरिरहेको थिए। कुसुमले गाउँकै नाम राखे भन्थे, तेरो बुबा पनि दङ्ग पर्दै गफ गर्दै हुनुहुन्थ्यो।
8: बुवाको कुरा गर्छेस्, बुवा त अहिले कस्तो अर्कै हुनुभएको छ, मेरो जस्तो छोराछोरीहरू कसैको छैन भन्नुहुन्छ नि। ओहो, कत्रो ठुलो हाँसो हो,
11: निकै रमाइलो भयो जस्तो छ त।
8: ग्याङ जम्मा भएपछि रमाइलो हुँदैन त?
11: हुन्छ हुन्छ, रमाइलो पनि गर्नुपर्छ। अनि
9: हामीलाई एक घन्टा अघि बोलाएर आफू चाहिँ यस बेला आउने हो सौगात दाई? कस्तो भोक लागिसक्यो।
8: उसलाई चाहिँ फेरि खानाकै हतार छ।
9: घडी हेर त, 4 बजिसक्यो अनि यस बेलासम्म भोक लाग्दैन त?
11: ल ल खाउँला। अप्सरा जाऊ त खाजा भनेर आऊ।
8: ल के खाने भन त? मिठो खाने। के मिठो भन? गुलियो मिठो के?
9: के
8: हलवा? हुन्छ
9: हलवा तरकारी भनौ त,
8: मलाई चाहिँ जे पनि हुन्छ।
9: अँ हुन्छ हुन्छ, ओ हलवा तरकारी नै भनौँ।
11: अप्सरा चिया पनि भन है।
8: ल ल।
11: अनि एउटा गुड न्युज सुन्छौ?
9: के दाई?
11: हामी पल्ला गाउँको सुस्मिताको बिहे रोक्न सफल भयौँ नि।
9: हो, म त कस्तो सोध्नै बिर्सेको। अनि सुस्मिताको बुवा आमाले मान्नुभयो त?
11: बल्ल बल्ल मनायो नि। पहिला त छिनिसके बिहे किन रोक्ने भनेर नि खोज्दै थिए। अप्सराले आफ्नो उदाहरण दिएर सम्झाएपछि बल्ल बल्ल माने।
9: ए हो र,
8: राम्रो भएछ।
9: ए अँ, आज हामीलाई भेला हुन किन भन्नुभएको सौगात दाई?
8: ल कुसुमले भनिलान् र। ए ला, गफे गफमा भुसुक्कै बिर्सेछु मैले।
11: आफ्नै कुरा गर्न थाल्यो होला कान्छी।
8: हामीले तिमीहरूलाई बोलाउनुको कारण एउटा क्लब गठन गरौँ कि भनेर हो। कस्तो क्लब?
11: यस्तो एउटा क्लब जसले चाहिँ बाल विवाह रोक्न सकोस् अनि बाल विवाह हुन नदिनका लागि धेरै कामहरू गर्न सकोस्।
8: त्यस्तो काम हामीले गर्न सक्छौँ त सका दाई?
11: किन सक्दैनौ, मजाले सकिन्छ।
8: खै हाम्रो कुरा त कसैले खाँदैन। त्यही त, हाम्रो कुरा कसले मान्छ र?
11: एक दिन नखाला नि, दुई दिन नखाला, भनेको भने गरेपछि त मान्न कर लागिहाल्छन्।
8: त्यही त।
11: हेर, तिमीहरू जतिको किशोर किशोरी लागि पर्यो भने हामी बाल विवाहलाई रोक्न सक्छौँ।
8: दाई भन्न मात्रै सजिलो छ।
11: आमा बुवालाई तिमीहरूको कुरा मान्न समय लाग्ला, तर तिमीहरू जस्तो किशोर किशोरीले त तिमीहरूको कुरा सुन्छन् नि। किशोर किशोरीलाई भागी विवाह गर्नबाट रोक्न मात्रै सक्यौँ भने पनि हामी सफल हुन्छौँ। त्यसको लागि तिमीहरू चाहिँ राजी छौ कि छैनौ त्यो चाहिँ भन त।
12: नमस्ते, म धनकुटाबाट हरपल रोशनी रुपिगुना फलको नियमित श्रोता। रुपिगुना फल मन नपर्ने सायद कमै मात्र हुनुहुन्छ होला। अहिले जति पनि युवा साथी हेर्नुहुन्छ, रुपिगुना फलबाट केही कुरा सिक्नु पनि भएको छ र केही कुरा आफूमा लागू पनि गरिराख्नु भएको छ। अहिले यो जुन रमा र उत्सवको नानी छ पूर्णिमा, उसलाई आँखामा समस्या पनि भइरहेछ। अहिले उत्सव र रमालाई त्यत्तिकै ध्यान दिएको अवस्था पनि छ र त्यही छोरीको लागि आफ्नो फ्यामिलीसँग त्यागेको अवस्था पनि छ। एकदम राम्रो लाग्छ।
13: गत हप्ता सोधिएको प्रश्न थियो, विवेकको रगत जाँच गर्दा के देखिएको छ? यसको सही उत्तर हो एचआईभी। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कास्कीबाट राजकुमार गुरुङ, रुकुमबाट झरना पुन, कञ्चनपुरबाट परमानन्द भट्ट र उदयपुरबाट विपना परियार विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? प्रश्न पुनः एकपटक, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 15।
2: कुसुम, ए कुसुम।
3: हजुर, किन
2: तल आइज भने छिटो।
3: एकछिन के बुवा टिभी हेर्दैछु।
2: त्यत्रो बोलाएको सुनिनस् तैँले।
3: एकछिन आउँछु भनेकै थिएँ नि बुवा, किन यसरी दौडिनु भएको?
2: बोलाउने बित्तिकै आउन नआउने के काम हुँदै थियो तेरो?
3: टिभी हेर्दैछु के बुवा।
2: त्यो टिभी खुरुक्क बन्द गर त।
3: बुवा पनि त्यत्तिकै रिसाउनुहुन्छ के, अचम्म छ।
2: म त रिसाएको मात्र छु, तेरो ताल हेर्दा त दुई तिन थप्पड लाउन पर्ने छ।
3: के गरेर मैले?
2: जहाँ जहाँ गुल्टिएर घरमा पास भए भन्न लाज लाग्दैन तँलाई?
3: कसले भने तपाईँलाई?
2: ए, हामीलाई थाहा हुन्न भनेर दङ्ग पर्या थिस होला होइन?
3: ए बुवा, जे पाइते कसले भन्यो नभएको नभएको कुरा?
2: ए, अझ बढी कुरा गर्छस्? डागी सरले नभएको कुरा भन्छन्।
3: डागी सरले भन्नुभएको तपाईँलाई?
2: अनि गाउँलेका अघि कम्त लाज भयो मलाई। त्यत्रा मान्छेका अघि तपाईँकी छोरी त कक्षामै लास्ट भकी हो, के पास हुन्थ्यो र भने। खाइरहेको गुलियो चिया पनि तितो हुने गरी भने।
3: बुवा, खासमा त्यही डागी सरले जानी जानी नम्बर नदिएर त हो नि।
2: अझ अझ हेर न, जो छोर उसकै ठुलो छोर।
3: बुवा नकराउनु न, भइ त गयो नि।
2: के भइ त गयो नि? हुँदा हुँदै त अब हामीसँग झुट बोल्ने भइस होइन? किन चुप? त्यो टिभी बन्द गर त।
3: किन? एकछिन हेर्छु कि कस्तो राम्रो गीत आइरहेछ बुवा।
2: त्यो रिमोट दे त मलाई, खुर्को दे भनेको।
3: ए बुवा नगर्नु न भने।
2: खाली खाली रेडियो, टिभी, मोबाइल भने झुन्डिएर बस्यो। पढ्नु छन्नु छैन, नपढ्ने भए किन स्कुल जानु?
3: सकेको जति त पढेकै छु नि।
2: हजुर हुन्छ, आफै गल्ती गर्ने अनि आफै बिचारा बन्ने। कान्छे किन रोकी? महारानीको कर्तु त थाहा पाइस् नि तैँले। जाँचमा फेल भएर यत्रो दिनसम्म पास भए भनेर ढाँटिरहे रहेथे।
4: आमाले मलाई भन्नुभएको थियो, अब भयो त कान्छी, नरो न।
2: रोएर जित्न खोजे कि नि, रोइदे पुगिहाल्ने। अझ खुसी हुँदै यसपालि त हाम्री कान्छीले पनि जाँचमा राम्रो गरिछ भनेर भन्या त।
4: बुवा पनि कति गाली गर्नुभएको क्या?
2: भयो त, छोडिदिनुहोस्। तैँले नै पुलफुलाएर हो यस्तै भयो कि, यस्तै ताल हो भने के गर्नुपर्छ मैले पनि जानेको छु।
4: किन झुट बोले कि कुसुम तैँले? अब नरो, पुग्यो। नरो नरो कान्छी, ला यो पानी खा त।
3: खान्न
4: खान खुरुक,
3: खान्न।
4: किन झुट बोले कि त तैँले? जे हो त्यो भने भए भइहाल्थ्यो त।
3: लास्ट नै हुन्छु भन्ने लागेको थिएन, फेरि तपाईँलाई पनि पास हुन्छु भनेको थिएँ नि त, रिजल्ट चाहिँ नआउने आँटै आएन।
4: हेर कान्छी, पैसाको समस्याले गर्दा मैले पढ्न पाइनँ। मलाई पढेर कलेजको प्रोफेसर बन्ने ठुलो रहर थियो, त्यो पनि पाइनँ। तैँले राम्रोसँग पढेर मेरो सपना पुरा गर्छस् भन्ने सोचेको छु मैले।
3: दाई, खै किन किन मलाई पढ्नै मन लागेको छैन। तपाईँको सपना मैले पनि पुरा गर्न सक्दिनँ दाई। मैले निर्णय गरेँ, अब म पढ्दै पढ्दिनँ।

0: खुशबू आई आई पुग
1: किन गेट खोल्दिन भने त कानमा इयरफोन कोचा रहेछ र पो रहेछ
2: सही आई नसुनेर हो के
1: लामो मि ओइ त छिक्नु ओइ
2: केही गर्दैन कि नोडेन
1: निकी
2: निकी चुप चुप
1: रामसँग चेक भने
2: रोजिना त पहिला रुममा गयो अनि यो भुक्नु बन्द गर्छु
1: ल ल माई गड यो निकी त कस्तो कडा रहेछ यार खोइ पानी छैन
2: यही छ त बोतलमा हौ ल के हो त लास्टै डर रहेछ क्या हो
1: मलाई त कुकुरदेखि लास्टै डर लाग्छ यार
2: ओ थाहा पाएँ लास्टै होइन सुपर लास्टै डराउँदो रहेछस्
1: सानोमा मेरो यो खुट्टाको पछाडिको भाग पुरै निकाल्दा थियो क्या यहाँ हेर न यी अझै डान छ यी लायो राख त
2: के हो यो फेरि
1: ओखर हो मम्मीले पठाइदिनु भा यो खुसबुको हातैमा दिनु भन्दै हुनुहुन्थ्यो
2: कति धेरै छ त यार
1: अझ अरिअलि त घोटाला भइसक्यो यहाँ
2: हेर्न छुच्ची
1: एनिवे
2: मम्मीलाई थ्याङ्क यू सुनाइदिएछ है
1: भइहाल्छ नि अब कलेज आउँदा ल्याइदिऊ भने सबैले खाइदिएलान् भन्ने पिर त्यही भएर आज त मैले घरमै ल्याइदिएको
2: राम्रो त भयो नि कति नै मेरो घर त आउनै नहुने जस्तो
1: अब त्यस्तो त फेरि कसले भनेछ
2: अहिले
1: के भयो
2: कस्तो ओखर रहेछ दाँतै झनौ नगर्यो
1: दाँतै ओखर नै हो अलिक कडा परेछ कि क्या हो यो चाहिँ
2: यो ओखर चाहिँ आयुषले फुटाउँछ गजबले
1: है त्यसको त मेसिन जस्तो प्याट प्याट गरेर फोर्ने है त्यसको त दाँतै बलियो कि
2: साँच्ची कता छ हिजो आज भेट पनि भएको छैन मेरो त
1: खै मेरो त झन् फोन पनि उठाउँदैन त्यो त आजकल टोटल्ली चेन्ज भएको छ यार
2: कति व्यस्त भएर होला नि
1: के काम छ र त्यसको व्यस्त हुनलाई त्यही विवेकसँग यताउता गर्ने त हो नि
2: विवेकसँग त हिँड्नै छोडे भन्दै थियो त
1: छोड्ला अब त्यसले उसकै सङ्गतले गर्दा कम्तीको फटा हुन थालेछ त्यो
2: त्यस्तो चाहिँ छैन है त्यो फेरि त्यस्तो सोझो छ अरू अगाडि बोल्न समेत सजाउँछ
1: अँ त त्यही भनेर बस कम्ता घुसखुसी छ त्यो अस्ति मलाई के भने थाहा छ तँलाई
2: तिमीहरूले भनेको भए पो थाहा पाउनु
1: भइगयो होस् अब कुरा नगरौँ
2: भन्न भन् के भनेको थियो र
1: भइगयो तैँले फेरि अरूसँग भनिदिनुहोस् भने
2: हे भन्दिनँ हौ कस्तो
1: ल त्यसो भए प्रमिस गरे त पहिला आयुषलाई पनि भन्दिनँ भनेर प्रमिस गर त
2: ल ल ल ल प्रमिस
1: अस्ति के त्यस्तो एकदम कुरा घुमाएँ चिया पसलमा बसालेर प्रपोज गरेको भना
2: ए कुरा यहाँसम्म पुग्यो है मलाई त थाहा नै थिएन अनि तैँले के भनिस् त अनि
1: म त केही पनि नबोले त्यहाँबाट निस्केँ सायद त्यही भएर हो कि उसले फोन नउठाएको
2: अनि के सोचेछ तैँले
1: खै के सोच्नु सोच्नु अब मन त मलाई पनि परेको हो नि त्यही पनि उसले प्रपोज गर्ने बित्तिकै एक्सेप्ट गर्ने कुरा पनि त भएन नि पहिला त उसलाई राम्ररी बुझ्नु पर्यो
2: हेर केटी मैले भनेको मान्छेस् भने यस्तो यो लभ सबतिर अहिले ध्यान नदे केटाहरू यस्तै हुन् मौका पायो कि चान्स मार्न खोजिहाल्छन्
1: सबैलाई त्यस्तो भन्न चाहिँ मिल्दैन है साँच्ची माया गर्नेहरू पनि त हुन्छन् नि
2: हुँदैन नि त मैले पनि भन्न खोजेँ होइन नि तर त आफै भन् त अहिले हामीले यस्तो कुरामा फोकस हुने बेला हो कि क्यारियरमा
3: यो चित्र एकचोटि फेरि हेर्नुहोस् त उत्सवजी यो चित्रमा परिवारको सदस्यमा बिरालो पर्यो तर तपाईँ चाहिँ हुनुहुन्न याद गर्नु भएको छ तपाईँले
4: त्यही त कृष्ण सर मेरो चित्र बनाउन चाहिँ कसरी छुट्याएछ केटोले छुटाएको भन्दा पनि चित्र बनाउँदा उसको दिमागमा तिम्रो सम्झना नआएको हुनसक्छ उत्सव
3: एक्ज्याक्टली जगतजी तपाईँले सही पोइन्ट नोटिस गर्नुभयो हेर्नुहोस् हामीले यसरी चित्र बनाउन लगाउनुको पछाडिको कारण पनि यस्तै बालबालिकाको मानसिकता बुझ्नलाई
4: त्यसो भए यसले के बुझाउँछ त सर
3: भनेको मतलब
4: त्यो चित्रमा म नहुनुले के बुझाउँछ सर
3: एक्ज्याक्ट यही भनेर चाहिँ म भन्न सक्दिनँ यसबारेमा विज्ञ सुदेश सर हुनुहुन्छ उहाँले भन्न सक्नुहुन्छ तर जहाँसम्म मेरो बुझाइ छ नि उत्सवजी यो चित्रले सन्देशले तपाईँलाई आफ्नो परिवारको सदस्य भनेर विश्वास नै गरेको छैन भन्ने अर्थ लाग्छ
4: अब उत्सव भाइ सन्देश पाउँदाखेरि पनि विदेशतिरै भए सायद त्यसैले पनि होला कि सन्देशले चित्र पनि कति सानो ठाउँमा बनाएको रहेछ तँलाई चाहिँ पुरै खाली छोडेको रहेछ
5: हो त है मैले त त्यो कुरा ध्यानै दिएको रहेनछ
3: यसले चाहिँ सामान्यतः बच्चा खुल्न नसकेको भन्ने बुझाउँछ
4: चित्र बनाएको आधारमा नि यस्ता कुराहरू हेर्न मिल्ने रहेछ है
5: अब हाम्रो पालामा त यस्ता कुराहरू थाहा नै थिएन।
3: ठिक भन्नुभयो, पहिलेको के कुरा, अहिले पनि धेरै स्कुलहरूमा यी कुराहरूमा ध्यान दिएको हुँदैन, त्यसैले हाम्रो स्कुल अरू स्कुलको दाजुमा स्तरीय छ भनेर हामीले भन्न सक्छौँ।
5: ए अनि पढाइ चाहिँ कस्तो छ सर सन्देशको?
3: पढाइ भन्दा पनि यो उमेरमा खेलाइबाट सिकाइतिर डोर्याउने हो, त्यसैले ठिकै छ भनेको टिपार उठाउनु हुँदा हुन्छ।
5: हेलो, भन त के गरे? ए हुन्छ आइहालेँ, ल ल सर अहिले निस्कदा हुन्छ, त्यहाँ भेट्न पर्ने मान्छे अहिले नै आएछ।
3: उत्सवजी चिया पिएर जानु न।
5: होइन अलि हतार नै भयो त्यही भएर हो सर।
3: ए हुन्छ हुन्छ
5: जगतै। ए हुन्छ जाऊ न तिमी। हस् हस्
3: उत्सवजी यो रिजल्ट र पेपरहरू पनि लानु होला।
5: ए हुन्छ हुन्छ धन्यवाद सर। जगतै गए है।
3: विलासनगरबाट यहाँ आएको झन्डै 3 वर्ष बित्यो, लगभग यहाँका सबैसँग परिचित छु तर उहाँसँग भेट भएर हिँडेर छ।
5: उत्सव भाइ धेरै समय विदेशी थिए त्यही भएर पनि होला, फेरि स्कुल पनि आएन होला योभन्दा अगाडि।
3: दिदी चिया दुईवटा मात्र छोडिदिनु भए हुन्छ। जगतजी चिया लिनु न।
5: अनि कृष्ण सर जोशीको व्यवहारमा पढाइमा सुधार कतिको आइरहेछ?
3: पहिले भन्दा त भेटर नै छ तर अझै सोचे जस्तो प्रगति नभए जस्तो देखियो है रिजल्ट हेर्दा चाहिँ।
5: त्यो त मैले नि बुझेँ सर, अब जोशीको नेचर उसको हेल्थ सिचुएसनको कारणले मैले पर्सनल्ली सबै टिचरहरूलाई भेटेर अलिकति केयर गरिदिनु है भनेको थिएँ, तर त्यो चाहिँ खासै अप्लाई भएको जस्तो लागेन मलाई।
3: हेर्नु जगतजी हामीले केयर नै नगरेको भन्न चाहिँ मिल्दैन, फेरि स्कुलमा धेरै बालबच्चाहरू हुन्छन्, हामीले सबैलाई बराबर रूपमा हेर्नुपर्छ, अब एउटैले मात्र हेर्ने भन्ने कुरा पनि त्यति प्र्याक्टिकल हुँदैन नि जगतजी।
5: अब सरले पनि त्यसरी अलिकति भनिहाल्न मिल्दैन कि, पहिले स्कुल भर्ना गर्ने बेलामा पनि मैले तपाईँसँग कुरा गरेको थिएँ, त्यतिखेर त अर्कै कुरा गर्नुभएको थियो।
3: त्यो त हो जगतजी, अब गर्दा भन्दा कति कुराहरू हामीले नि सकिरहेको हुँदैनौँ, हामी त्यसमा सुधार गर्दै जान्छौँ, तर तपाईँले पनि हाम्रो बाध्यता चाहिँ बुझिदिनुपर्छ, हाम्रो लागि सबै बच्चाहरू बराबर हुन्।
5: मैले मेरो बच्चालाई मात्रै हेर्नुपर्छ भनेको पनि त होइन नि सर, तर विद्यार्थीको क्याटेगोरी अनुसार उनीहरूको बुझाइको लेभल वा अवस्था अनुसार ट्रिट गर्नु पर्यो नि, होइन र?
6: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्? यसको सही उत्तर हो जगत र ललिताको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जुम्लाबाट आर्जु नेपाली, विराटनगरबाट राजु काब्रा, ओखलडुङ्गाबाट वीरबहादुर तामाङ र हेटौडाबाट रीता सिकारी विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्? प्रश्न फेरि एकपटक, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्?
7: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 17।
2: घन्टी बजिसक्यो, अहिलेसम्म नास्ता आउँदैन यार, के पारा हो? ओ साउजी, साउजीले सुने पो,
3: किन आतिरहेको किसन? आज स्मार्ट सर एब्सेन्ट हुनुहुन्छ अरे के, बस एकछिन।
2: ए हो र, झुट बोल्या त होइन नि?
3: होइन हौ,
2: यो हो नि त कायदा।
3: तिमीले क्यारिकेचर चाहिँ गर्यौ, अब त्यो मिल्ने नमिल्ने चाहिँ आफ्नो ठाउँमा छ है, एकचोटि फेरि गर त।
2: नाइ भो, गर्दैन त्यसो भए। बुढोले आज सोध्ने भन्दै थियो, आनन्दै भयो, लास्टै कराउने थियो।
3: त्यही पनि तिमी अल्छीले कहिले चाहिँ पढाएको थियौ र, सधैँ त्यही त हो नि।
4: ए भाइ, नास्ता दुई ठाउँ भन्नुभयो होइन?
2: हो, राखौँ दाइ राखौँ।
4: ल,
2: अनि हाम्रो कक्षामा अलि ध्यान दिएर पढ्ने बिना तिमी र आयोस् त भने अरू कसले पढ्छ र? त्यो काइडे बुढाको होमवर्क।
3: साँच्चै आज आयुष कता गएछ? कक्षामा पनि देखेन त।
2: खै, अघि त्यही ग्राउन्डमा मोबाइल हेर्दै थियो, विवेकको भिडियो हेरिरह कि।
3: विवेकको भिडियो अरे? कस्तो भिडियो भने तिमीले? विवेकको कुनै काण्ड साण्ड त छैन नि।
2: जे पायो त्यही, विवेकले खेला म्युजिक भिडियो भने।
3: ल हो र, त्यसो भिडियो पनि खेला भ्याएछ?
2: खेला छ त।
3: किन आएछ त?
2: अब त्यसमा विवेक कहाँ छ भन्ने नि थाहा हुन्न, अनुहारै देखिँदैन, र नि मै हिरो हुँ भनेर गफ दिइरहेछ, मैले नि पत्याइदिइरहेको छु।
3: त्यस्तो हो, तिमीसँग छ देखाउनेहरू?
2: मेरोमा प्याक छैन, एकछिन है, म प्याक तान्छु।
4: के छ गाइस, खाजा खाँदै?
3: अँ, ठिकै पैसा तिर्ने बेला आइपुगेछ, अब आजको पैसा चाहिँ तिमीले तिर्नुपर्छ।
4: भइहाल्छ नि साउजी।
5: जोर जोर।
4: खै, मलाई पनि खाजा दिन त।
5: ए भइहाल्छ।
4: अनि साथीहरूको खाजा पनि मेरै खातामा है?
5: ए हो, ल ल ल
4: त भयो नि होइन,
3: यति गरेस् त भइहाल्यो नि।
4: साथीहरूको लागि त ज्यान हाजिर छ हौ, चाहिँ खाजाको कुरा गर्छौ।
3: पहिला त तिमीलाई बधाई छ है विवेक।
4: बधाई त ठिक छ, तर हो चाहिँ के गयो बधाई?
2: तपाईँको म्युजिक भिडियो आइसकेछ नि दाइ।
4: ए हो र,
2: या विवेक दाई पनि म्युजिक भिडियो आएको हिरोलाई पनि थाहा छैन यार।
4: ए हेरिसकिस्? कस्तो देखिएको छु त म? मलाई त पुरा एङ्गल एङ्गलबाट खिचिरहेको थियो यार।
2: दामी दाई, दामी देखिनु भएको छ।
3: खै, अझै भएन, देखाउ न मलाई पनि।
2: ल भयो भयो भयो, पख है, खुल्दैछ।
4: हो यही हो, उपमाको पनि खतरा आ रहेछ है किसान, अलि साउन्ड बढा न।
2: ल
3: ए, यिनै हुनु उपमा, राम्रो रहेछ नि त।
2: हो है,
4: खै अलि अघि बढा न, आफ्नै हेरौँ न। एकछिन एकछिन, भक्त यता पनि हुनुपर्छ, म उताबाट आएर उपमाको हात समातेको, उसलाई उचालेर नचाहेको हुनुपर्ने हो त खै।
2: त्यस्तो पनि थियो र?
3: भिडियो त सकियो थाले त, तपाईँ कति लिएर आउने हो?
2: दाइलाई त मैले ड्रेसले चिनेको हो।
3: अँ, ज्याकेटबाट चाहिँ चिनिने रहेछ है।
4: अरू त्यो अङ्गालो मारेको, उचारे नचाहेको सबै काटेछ यार, साला त्यो डिरेक्टरलाई भेटौँ न।
2: विवेक दाईको अर्को प्रस्तुति आउँछ होला नि यार, पुरै अनुहार देखिने गरी।
4: चुप्लाक, टेन्सन थप्छ यार, किन फोन गरेन भने त कुरा यस्तो पो रहेछ, खासमा मैले यो सुटिङै नगर्ने भनेको थिएँ यार।
3: अनि किन खेला त?
4: त्यो उपमाले भनेर मात्र हो, उसले रिक्वेस्ट नगरेको म गर्दै गर्दिनथेँ, भर्खर भर्खर बनेको गर्लफ्रेन्डले भन्दा नि के नाइ भन्नु भनेर गरिदिएको, साला पुरै भेडा दौडाएको जस्तो मात्र राखेछ यार।
2: गर्लफ्रेन्ड नै भइसक्यो हो र भने दाइ,
4: हो कि होइन भन्ने कुरा चाहिँ चाँडै थाहा पाउँछ तिमीहरूले।
6: ढोकानिर नराख त्यो टेबुल, अलि यता राख त। रमा, त्यो कुर्सीलाई पल्लो टेबलनिर राख त।
7: आमा, यो सिसावाला दरद चाहिँ कहाँनिर राख्ने होला?
6: दुईजनाले उचालेर यहाँ ल्याऊ न, मैले जानेछु कहाँ राख्ने भनेर।
7: रमा, यता हो त, यो दरदलाई उता लैजाउँ।
8: उसो भाइ, खै म पनि हेल्प गर्छु त खै।
7: होइन नि दाइ, हामी गरिहाल्छौँ नि, कहाँ दाइले दुःख।
8: ए के फरक पर्छ र, रमाजीलाई गाह्रो पनि होला, खै यता उचालिन्छु।
6: अब चाहिँ भएन, अचारका डिब्बाहरू च्याट्ट पारेर सजाउँदा यो दराज कति राम्रो देखिन्छ, तिमीहरूलाई के थाहा?
7: मैले त आमाले के गर्न लाउनु भएछ भनेको त कुरा त्यसो पो रहेछ।
6: अनि निमकली खत्रीको अचार भनेपछि मान्छेको मुखै रसाउँछ, ट्वाक्क खाएपछि तिनवटा रोटी खानेले पनि पाँचवटा खान्छन्, यता अचार बिक्छ उता रोटी।
7: आइडिया त गजब हो है निमकली आन्टी। ल पछि राखे पनि हुन्छ नि, कहाँ अहिले राख्न थाल्नु भयो आमाले?
6: तिमीहरू आफ्नो काम गर्दै गर न, मलाई मेरो काम गर्न ल्याओ के। रमा भान्साका सामान मिलाइसक्यो?
9: सकिन ल्यायो आमा।
6: ए ल राम्रो भएछ। ए उत्सव, यी सिसीहरूलाई दराजको माथि राख त, मलाई त्यहाँ भेट्न अलिक गाह्रो भयो।
7: हुन्छ आमा। बरु जगत आइलाई पो बोर भयो होला है, चाँडै होला भनेर सोचियो।
10: होइन होइन उत्सव भाइ ठिक छ,
7: अब एकैछिन हुन्छ त, बरु यसो गीत सुन्दै गर्नु न बरु तपाईँ।
10: अरे साउन्ड बक्स त एकदम राम्रो ल्याएको रहेछ त।
7: लाएर विलासनगरबाट झिकाएको हो नि दाइ, राम्रो छ है।
10: साउन्ड क्वालिटी पनि एकदम राम्रो रहेछ त,
7: दाम पनि महँगै परेछ नि दाइ।
10: ए
6: तेरि काम कत्रो ठुलो बनाएको के आवाज, कानै खाने गरी।
11: सबै तयारी भइसक्यो तिमीहरूको?
7: ए हुँदैछ लालु काका, यता सजिलो गरी कुर्सी बस्नु न।
11: ल ठिक छ, सबै सामान मिलाउँदा त गजब हो देखिएछ त।
6: के भनेदेखि पूजा चाहिँ कहाँनिर गर्ने हो लालु बाबु?
11: जतापट्टि गर्दा नि हुन्छ, अब त्यही हो दिशा चाहिँ पूर्व फर्किनु पर्छ। सबै पूजाका सारजम त ल्याइसक्यो नि?
7: ल्याइसक्यौ, मैले त पात पनि टिपेर ल्याइसकेँ अघि नै।
11: दुना टपरा हो चाहिने, पात किन चाहियो र?
7: अब मैले ढाबा खोल्यो भने म कान काटेर पातमा राख्छु भन्नुभयो नि त, त्यही भएर ल्याएको नि। त्यही भएर चाहिएला कि भनेर ल्याएको नि।
11: मैले त्यति नभनेको भए तैँले यो खोल्न आँटै गर्दिन थिइस्, त्यही भएर भनेको। तिमीहरूलाई के थाहा लालु जोशी कस्तो मान्छे हो भन्ने कुरा।
6: रमा ए के भयो? ए उत्सव हेर त यहाँ, रमालाई के भयो?
7: के गर्ने हो
6: लालु बाबु, केही लागु भागु पो हो कि?
11: खै त्यो थालमा चामल हालेर ल्याऊ त, म हेर्छु।
7: लौ न लौ न जगतै, के गर्ने आमा,
11: छिटो गर्नुहोस् न।
7: नआत्यौ न खै।
10: अरे खै त पानीको जग ल्याउ त।
7: लिनु खै,
11: अरे अलिअलि पानी लगाइदेऊ।
10: रमाजी रमाजी
7: रमा रमा रमा बोल न
10: रमाजी, अलि अलि हावा पास हुन दिनुपर्छ, बरु त्यो झ्यालहरू नि खोलिदेऊ त।
11: खोलिदेऊ खोलिदेऊ,
10: जाउँ जाउँ
7: ल।
6: लालु बाबु सामान लिनु,
11: खै
6: अझै होस् फर्केन है।
10: उत्सव भाइ रमाजीको हातलाई अलिकति माडा छ तिम्रो,
7: रमा रमा रमा
10: नात्यौ न
7: रमा,
10: कानको धपडी धेरै भएको हुनसक्छ क्या?
6: त्यस्तो धपडी नै हुने गरी केही गरेकी छैन, पक्कै केही लागेकै हुनुपर्छ।
10: त्यस्तो होइन आन्टी, अरू बेला र अहिलेको अलिक फरक नै हुन्छ, त्यही भएर नै होला। बरु यहाँ राख्नुभन्दा त हस्पिटल नै लैजाउँ।
12: दिदी अम्लो पिरो टक्क है?
13: हस् भइहाल्छ नि बहिनी,
12: पिरो चाहिँ अलिक धेरै हाले नि हुन्छ है दिदी।
13: पर्दैन बिहारे, म खान सक्दिनँ तल जाति पिरो। दिदी ठिक्क हाल्नु है।
12: ल ल मुखमा पानी नै आयो।
13: ल भन् त केटी, यत्रो दिनदेखि स्कुल किन नआकी?
12: सन्चो नभएर के?
13: सन्चो छैन भन्थे, चटपटे खाँदै थिएँ, पत्याए तेरो कुरा मैले।
12: हो भने अहिले अलिक ठिक भयो
13: बहिनी, चटपटे लिनु त भयो। खै दिदी दिनु त।
12: ल
13: ठिक्क मिठो दिदी, मिठो छ मिठो।
12: ए मिठो भयो, मैले बनाएको चटपटे पो हो त,
13: हेर्दै मिठो होला जस्तो थियो।
12: ए हो ल ल
13: दामी भएको छ है तर। ए राजी तर एउटा कुरा थाहा छ?
12: के कुरा?
13: हरिश तनुको बारेमा के
12: के
13: ल तर थाहा छैन, स्कुलभरि तिनीहरूको ल परेहाल्छ छ नि।
12: हो र साँच्चीकै परे हो?
13: खै सबैले त्यसै भन्छन्, तिनीहरू पनि प्रायः जस्तो सँगै हुन्छ। कुसुम ऊ त्यो पानीको बोतल दे त। ओए कुसुम टोलाइस त केटी, पिर पऱ्यो कि क्या हो?
12: ए जे पायो त्यही मलाई बाल।
13: साँच्चै मतलब छैन त तँलाई?
12: ल मात्र के, बिहा गरे नि मतलब छैन मलाई, अझ बच्चै पाए पनि मतलब छैन मलाई।
13: नकरा सब थाहा छ है तँलाई
14: साँच्ची भने भगवान कसम
13: पत्याए हजुर पत्याए कसम नै खान पर्दैन कि
14: पक पक एउटा पुरै एक्कासी
13: सुनाइहाल्छेस्
14: सुनै कसम खानु वा खुवाउनु मर्जी तिम्रो
13: वाह वाह
14: कसम खानु वा खुवाउनु मर्जी तिम्रो
13: यस
14: मनलाई हँसाउनु वा रुवाउनु मर्जी तिम्रो माया गर्छु भनी आउने धेरै हुन्छन् माया गर्छु भनी आउने धेरै हुन्छन् हात थाम्नु वा छुटाउनु मर्जी तिम्रो
13: दम्मी यस लास्ट लाइन फेरि भन्दै एकचोटि
14: हात थाम्नु वा छुटाउनु मर्जी तिम्रो
13: आहा तेरो कविता त साँच्चीकै राम्रो हुन्छ भने ताली बजाउँथे कि तर हातमा चटपटी छ र मात्रै म त फ्यान नै हो कि तेरो कविताको एउटा कुरा सोध्छु है कुसुम
14: के
13: नराम्रो नमान्ने फेरि
14: ल भन् त ल
13: यस्तो राम्रो कविता फुने दिमागमा पढाइ चाहिँ किन नघुसेको होला है
14: खै पाँच जबरजस्ती घोक्न नि सक्दिनँ घोकिहाल्यो भने पनि त्यो सम्झिन नै सक्दिनँ भने
13: तैँले भने जस्तै मलाई पनि कुनै कुनै पाठ पढ्न एकदम गाह्रो हुन्छ के अनि म त लेख्दै पढ्छु अनि त्यसो गर्दाखेरि सम्झन पनि सजिलो हुँदो रहेछ
14: ए आजभोलि त मलाई स्कुल जाउँ पढौँ जस्तो पनि लाग्दैन भने खासमा पढाइको बारे कुरा नै गर्न मन लाग्दैन
13: ल के भनेको तैँले आठ कक्षामै मन मारेर हुन्छ अनि यस्तो तालले मास्टरसम्मको पढाइ कसरी सक्ने
14: तैँबाट त्यो धेरै म त सक्दिनँ त्यति धेरै पढ्न बुझिस्
13: छि मैले त्यस्तो नपढेको कविता कतै पनि देखेको छैन
14: भविष्यमा देख्छेस् नि त
13: हे नजिस्किन कुसुम इला यो खाइहाल्यो लास्ट हो दिदी मैले यो यहाँ फाल्दे है
12: हुन्छ त्यही भाँडामा राखिदिनु न
13: भोलिबाट स्कुल आइज है कुसुम
12: खै हेरौँ
13: के को हेरौँ हो अरू कुरा मलाई थाहा छैन खुरुक्क भोलि स्कुल आउने
12: त पनि
13: अरू कुरा गर्न
14: साँच्ची भैली खेलेको वनभोज खान कहिले जाने
13: जाउला नि कुनै दिन तपाईँलाई कुरा नछल है कि घरमै लिन आऊ स्कुल जान
12: पढ्दैन क्या
14: म जान्न स्कुल
13: हेर्न यसको पारा अहिले नै पढाइ छोडेर तैँले के गर्ने सोचेकी छ कुसुम भन् त
0: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ गत हप्ता सोधिएको प्रश्न थियो नाटकमा कुन पात्र गर्भवती भएको भर्खरै थाहा भएको छ यसको सही उत्तर हो रमा सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट महेन्द्र रावत खोटाङबाट विनिता अधिकारी सुर्खेतबाट पूजा थापा मगर र कास्कीबाट ग्यालो परियार विजेता भन्नुभएको छ तपाईँलाई धेरै धेरै बधाई तपाईँले रु 200 रिचार्ज जित्नुभएको छ अब यो हप्ताका लागि प्रश्न रहेको छ स्कुलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन् प्रश्न पुनः एकपटक स्कुलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन् नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 62।
2: ए बिस्तारै गर्न, हेर त सबै बाहिर गयो।
3: बिस्तारै गर्छ भन्दा भातै आइहाल्यो त के गर्नु।
2: यो जम्मु बोतलमा राखेको चिसो यस्तै हुन्छ, हल्का हल्यो कि खसिहाल्छ।
4: हेलो मेघ दाई, खै ग्लास दिनु त?
2: हे मलाई त ग्लास पर्दैन, म त बोतलबाटै खाने हो।
3: तँलाई मोबाइल हेर्दैमा फुर्सद छैन, के चिसो खालिस र?
2: यसको मोबाइललाई त ऊ पर फालिदिन मन लाग्छ मलाई।
3: किन र, के गरेर बिन्ताको मोबाइलले?
2: के गरेन भन्न, त पनि उसैसँग मिलाएर रहेछस् नि होइन?
3: के मिलायो भन्छ यो खुसबुले?
2: हेर्न थाहा नपाए जस्तो गरे।
3: कसम थाहा छैन कि, के कुरा हो भन् त?
2: हिजो त अझ लभ यु कान्छी, अब हामी छिट्टै बिहे गर्नुपर्छ है भनेर म्यासेज पठाएको यसले।
3: ए कुरा त्यस्तो पो, तिमीहरू केटी केटी बिहे गरेर के गर्छौ? त्यही सम्झिँदै बस्दै गर्ने त होला होइन?
2: चुप लाग, यो रोजिना फेरि उल्टा उल्टा कुरा मात्र गर्छ। बिचारी खुसबुलाई कम्ता टेन्सन भएको थियो त्यस बेला। एकाएक नयाँ नम्बरबाट फोन कि फोन, म्यासेज कि म्यासेज गरेपछि टेन्सन हुँदैन मान्छेलाई।
3: अनि तैँले चाहिँ कसरी थाहा पाइस् नि यो नयाँ नम्बर बिन्ताकै हो भनेर?
2: मैले पनि मम्मीको नम्बरबाट फोन गरेँ, उठाइहालेँ नि अनि आवाज दिनिहालेँ। मैले फेरि त्यस बेला एउटै सेटमा दुइटै सिम राखेको थिएँ, अर्को फोनमा आएको होला भनेर मजाले गफ गरिदिएको त। खुसबुले त त्यही नयाँ नम्बरमा फोन गरे रहेछ। तर यो खुसबुलाई त मान्नै पर्छ यार।
3: किन नि?
2: यसको हिरो पत्ता लगाउनलाई जति कोसिस गरे पनि नसकिन रहेछ, लास्टै चाम्री रहेछ यो त। अब भए पो पत्ता लगाउँछौ त, पुरै जासुस लगाए नै भेटाउँदैन।
3: यसले इसिए टिचरलाई त बाल्दिन, झन् अरू आल्तु फाल्तुलाई त यसले के भाउ दिन्थ्यो र?
2: तिमीहरू जस्तो हो र, पढ्ने उमेरमै केटाहरूसँग मस्कन थाल्छौ, पछि बिहे गरेपछि के गर्ने होला खै?
3: बिहे गरेपछि के गर्छन् तँलाई थाहा छैन?
2: खुसबुलाई त थाहा छैन होला, यसलाई त बिहे गर्नुभन्दा तिन चार दिन पहिलेबाट नै प्रशिक्षण दिनुपर्छ, बुझिस रोजिना?
3: त गएस टिकाइदिन चाहिँ, तँलाई अलि एक्सपिरियन्स पनि छ होला।
2: तिमीहरू के कुरा गर्छौ यस्ता, क्यान्टिनमा बसेर यस्ता कुरा गर्छन्?
3: हामीले के गरेका छौँ र, कुरै त गरेका छौँ नि।
2: हा यो तोरीले फेरि फोन गर्यो।
3: उठा न उठा, के भन्दो रहेछ? लाउड स्पिकर पारे।
2: ल ल तिमीहरू चुप लाग है त। हेलो हेलो हेलो, फोन काटिहाल्यो। यस्तै हो, फोन गर्ने अनि उठाएपछि काटिहाल्ने, बोल्ने हिम्मतै छैन। यस्ताले किन फोन गर्नु? यसले त हैरानै पार्ने भयो।
3: को हो र बिन्ता, कसले फोन गरे तँलाई?
2: खै यही ब्याचलर फर्स्ट इयरको हो रे, जहिले फोन गर्ने इच्छा लाग्ने, माया गर्छु भनेर के हो के हो?
3: त्यस्तो छ भने चिफ सरसँग कुरा गर्न, यहीको विद्यार्थी रहेछ, कम्प्लेन गरेपछि त सरहरूले ठिक पारिहाल्नुहुन्छ नि।
2: हे यस्तो सिम्पल कुरा पनि के सरलाई भन्ने, यस्तो त म आफै ह्यान्डल गर्छु नि।
3: त्यही त है, बिचरा फेरि बिन्तालाई गिफ्ट किन्दा किन्दा हैरान हुने भयो।
2: किन डाह लाग्यो?
3: होइन के भयो तिमीहरू, अहिले यस्तै यस्तै कुरालाई स्पेस दिन्छौ अनि पछि फस्यो भने चाहिँ के गर्छौ?
5: हत्तेरिका, होइन कसले हो यो पाटोको बिचमा बाल्टी राखेको? खुट्टो अल्झेर झन्डै काल्न मैले पुगिनँ म।
6: ला बाल्टीको पानी त पोखे छ त।
5: कसले राखेछ तिमीलाई थाहा छ त लजु, कसले राखे हो?
6: खै मामुले हो कि अङ्कल?
5: ए लजु सुन त, तिमीले सन्देशलाई यता कतै देख्यौ?
6: अघि बिहानै खेल्न आएको थिएँ, मामुले स्कुल जान ढिला हुन्छ भनेर खेल्नै दिनु भएन, अहिले त देखेको छैन त अङ्कल।
5: ए हो, स्कुल जान अबेर भइसक्यो, कहाँ चाहिँ गएको होला त? सुन न, तिमीले बाटोमा कतै देख्यो भने बाबाले लट्ठी लिएर बस्नु भएको छ, छिटो घर जा रे भन्देऊ ल।
6: घर छिटो जाऊ चाहिँ भनिदिन्छु, तर लट्ठी लिएर बस्नु भएको छ चाहिँ भन्दिन है अङ्कल।
5: बोलिसक्नु छैन त, होइन के भगाउनु आजकलका केटाकेटी?
7: यतै जाऊ न छिटो, भनेको मान्नेछ भने तेरो पिठाई फेरि म बाबालाई भनिदिन्छु नि।
6: जान्न के
5: लौ, के अचम्म हो, होइन कहाँ फेला पार्नु भयो साइनलाई यसलाई?
7: ए अँ, तिन चार दिनदेखि हराइरहेको थियो होला होइन?

0: अस्ति रामु टेलरको सिलाइ पसलमा गएर सिलाउन राखेको लुगा जति नालियो हालिदियो। हिजो रोकाएकी छोरीलाई मुख छोडेर चिथोरेर उल्का। आज मेरो दोकानमा ढुङ्गाले हानेर सोकेसको सिसै फुटाइदियो।
1: खुब राम्रो काम गर्दै हिँड्न थालेछ होइन, निकै सतन थालेछ जस्तो नि मलाई।
0: बाटैमा पसल छ, यताउति गर्दा यसलाई देखिरहेको हुन्छु। जतिखेर पनि छुकछुकछुक गरिरहेको हुन्छ, जोसँग पनि न्यु खोजिरहेको हुन्छ। बाबु भनेर बोलाउँदा पनि च्याठेर बोल्छ भने मुख मुखै लाग्ने नटेर्ने।
2: बाबा बाबा म माथि जान्छु नि।
1: चुप लाग्, आफ्नो गुणगान सुन र अगाइस् नि होइन, यहीँ बस एकछिन।
0: तिमीहरूले बिगार्यौ कि कसले बिगार्यो खै थाहा छैन, केटो त खत्तमै भएको छ। अलि गतिलारी हेरचाह गर्नु पर्यो है उत्सव।
1: हेर बिचारै नगरेको भए आफै भुइँमा उम्रेर यत्रो भावला त यो यतिका उपद्रव देख्दा धेरै, हिजो अस्ति नै भन्नु पर्दैन तपाईँले?
0: ए अझ तिम्रै ठुलो सर, सोकेस फुटाइदिएको खर्चको कुरा गरौँ भनेर आएको म त।
1: अब बच्चाले खेल्दा गल्ती गर्यो त त्यसको पनि खर्चको कुरा गर्नुहुन्छ?
0: हेर उत्सव, गल्ती तिम्रै छोराको छ, तिमी चाहिँ तेरो के कर्कलो बारी फाटेको छ र भन्ने पाराले च्याठिएर नबोल है मसित।
2: बाबा म माथि जान्छु के।
1: चुप लाग, तलाई अहिले के गर्नुपर्छ मैले जानेछु पख्न।
0: के जानेछौ भन्छौ, तिम्रा कुरा सुनेर ऊ अहिले पाइन्ट भिजाइसक्यो, हेर त त्यहाँ
1: ठिक्क फोरी यसका बेहोरा त नि। अरे होइन, कति सताउन सके है तैँले मलाई।
0: छोरालाई के भन्छौ, तिम्रो पनि व्यवहार त त्यस्तै त छ नि।
1: छिमेकी हुनुहुन्छ, छिमेकीकै व्यवहार गरोस् दाइ, मेरो व्यवहार कस्तो छ भनेर निधिखुदी गर्नु जरुरी छैन, टक्क लाएर बुझ्नुभयो।
0: तिम्रो छोरो सप्रे नि मलाई के, बिग्रे नि मलाई के, बरु त्यो सोकेसको सिसा फुटाइदिएको चाहिँ तिमीले बनाइदिनुपर्छ, अरू मलाई थाहा छैन।
1: लेख सही गदाले गर्दा अहिले गरेका अगाडि मेरो बदनाम हुन थालेको।
0: ए उसब कसलाई अहिले गरे भनेको, बच्चालाई कुटेर मलाई दर्शाउनु खोज्ने? म पनि डराउनेवाला होइन नि, कुरा बुझ।
1: भयो दाइ भयो, अब व्रत किचकिच नगर्नुहोस्। यसलाई घरसम्म ल्याइदिनु भयो, ठुलै गुण गर्नुभयो। तपाईँको पैसा कति लाग्छ भोलितिर सबै हिसाब किताब गरेर तिर्छु, जानुहोस् अहिले।
0: यस्ता नापिया मान्छे त छन् छिमेका, उसैको छोरो बदमास छ, उही मसँग झगडा गर्न खोज्छ, म पनि त्यसै छोड्नेवाला छु र यसलाई। हेर्दै गर्न के गर्छु म पनि।
1: हुँदा हुँदा त कुकुरको हरकतले टोल छिमेकले समेत मलाई हेर्नु लगाए। यसै स्कुल गइनस् उस्तै स्कुल गइनस्, तँलाई त आज दिनभरि टोइलेटमा थुनिरहेको छु, पहन अनिचाल पाउँछस् तैँले। कहीँ नभएर
3: तँलाई पक्न आज त नम्मारी छोड्दिन तँलाई, ल खा।
4: ए नहिर्काउन आमा,
3: आमासँग अझ मुख मुखै त लाग्दो रहेछ होइन, तल्लै बज्जा ल ला तँलाई।
4: आइया
3: ला।
4: अरे के गर्नुभएको यस्तो?
3: ए मैले त हरिशलाई हिर्काएको, तपाईँलाई पो लागेछ, नरिसाउनु न है।
4: रिसाउने नरिसाउने भन्दा नि राम्रोसँग हेर्नुपर्छ नि।
5: आमा पनि उसै झट्टाएर हानेर दुख्ने गरी नै लाग्दै,
4: रबरको चप्पलले ड्याम्मै आएर लागेपछि दुख्दैन त।
5: सरी है। अनि दाई केही काम परेर आउनुभयो कि बाटो परेर बस्नु भएको थियो?
4: आउनुपर्ने काम परेर आएको।
3: के काम थियो होला त्यस्तो?
5: ए आमा भनिहाल्नुहुन्छ नि, दाइ बस्नु न।
4: लिनु मुडा भो पर्दैन, म यत्तिकै ठिक छु। खासमा हरिश मलाई तिमीसँग एउटा कुरा गर्नु छ।
5: के कुरा दाइ?
4: तिमीले कुसुमको बारेमा के भन्दै हिँडिरहेछौ भन त।
5: मैले केही छैन।
4: हेर भाइ, कुनै पनि दाइले आफ्नो बहिनीको नराम्रो भएको देख्न सक्दैन।
3: होइन के कुरा गर्छन् यिनीहरू, के भयो?
4: हेर्नु, तपाईँको छोराले मेरो बहिनीको बारेमा नराम्रो नराम्रो कुरा गर्दै हिँडिरहेछ, सम्झाउनुहोस् आफ्नो छोरालाई, नत्र राम्रो हुनेवाला छैन।
3: अच्छा धम्काउँदो पो रहेछ त है। होइन यस्तो के कुरा गरेर मेरो छोराले?
5: मैले कुसुमको बारेमा के नराम्रो भने, के कुरा गर्नुभएको दाइ त्यस्तो?
4: हेर भाइ, पानीमाथिको ओबानो बन्न नखोज, तिमी कुसुमको बारेमा के नचाहिँदै कुरा गर्दै हिँडिरहेछौ भन्ने कुरा तिमीलाई पनि राम्रोसँग थाहा छ।
3: के कुरा चपाएर बोल्या होला, स्पष्ट भने पो थाहा हुन्छ त।
4: ए बाबा मुखै फोरेर भन्नु पर्ने हो र भने। हेर हरिश, राम्रो मुखले सम्झाउँदैछु, अब पनि कुसुम यस्तो उस्ति त्योसँग मैले यो गरेँ त्यो गरेँ भनेर भन्दै हिँड्यो भने म चाहिँ चुप लाएर बस्न सक्दिनँ है।
5: ल मैले कोसँग त्यस्तो कुरा गरेर?
4: तिमीले धेरैजनासँग गरेका छौ, मसँग मान्छे छ।
3: ल मेरै घरमा आएर मेरै छोरालाई कराउन लाज लाग्दैन तिमीलाई?
4: हेर्नु, यो त मैले हरिशलाई सम्झाएको मात्र हो, यति गर्दा पनि सुध्रेन भने

0: के गर्छौ? आफ्नो बहिनीलाई सुधार्न सक्दैनौ अनि मेरो छोरालाई दोष?
1: चुप लाग्नु न आमा।
0: नगरा त, मैले तँलाई कति भने त्यस्तो केटीको सङ्गत नगर भनेर, माने भए आज यो दिन देख्नु पर्थ्यो।
1: आमा फेरि सुरु नहुनु न।
0: के हेरिबस्या सौगात, गए हुन्छ। यहाँ हाम्रो घरमा आएर मेरो छोरालाई कराएर केही हुँदैन, कुरा बुझ्यौ? आफ्नो बहिनीलाई ठाउँमा राख, मेरो छोराको पछि पछि तिम्रो बहिनी लाग्ने अनि भनाइ सुन्ने मेरो छोरा।
2: कुसुमलाई कसरी राख्नुपर्छ भनेर तपाईँले मलाई सिकाइ राख्नु पर्दैन, बुझ्नुभयो? आफ्नो छोरालाई सम्झाउनुहोस्, त्यति भए पुग्छ।
0: आफ्नो बहिनीलाई गएर सम्झाउन, मेरो छोराको पछि नलाग भनेर, मेरो सम्पत्तिमा रजा गर्न पाउँछु होला भनेर त्यो केटी मेरो छोरामाथि मरि अट्टे गरेकी होली। अब सगे तिमीहरू सबै मिलाएको छौ, बाउआमा पनि कस्ता हुन् कुन्नी?
2: के भन्न खोज्नु भएको तपाईँले?
0: मेरो छोरालाई फस्ल्याङ फुस्लुङ पारेर धम्काएर जसरी हुन्छ आफ्नो छोरी भिडाउन खोज्ने दाउ हो तिमीहरूको, म कुरा बुझ्दिन र?
2: नचाहिने कुरा नगर्ने तपाईँ।
0: के नचाहिने कुरा, भोकै कुरा गर्दैछु। हेर, मेरो छोराको पेट नै बोकेकी रहेछ भने पनि तिम्री बहिनी यो घरको बुहारी कुनै पनि हालतमा हुन सक्दिन।
3: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधेको प्रश्न थियो, तपाईलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो? यसमा तपाईहरूले निमकली, जगत, कुसुम, उत्सव, इन्दु, आयुष आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जाजरकोटबाट चन्द्रकला बुढाथोकी, दाङबाट हुमबहादुर रासकोटी, कञ्चनपुरबाट देवकी धामी र मकवानपुरबाट विजय थिङ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईँले नाटकमा सुन्नु भएको कुनै पात्र तपाईँको परिवार, साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ? प्रश्न फेरि एकपटक, तपाईँले नाटकमा सुन्नु भएको कुनै पात्र तपाईँको परिवार, साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 63।
2: ओए बिस्तारै आइजु, बिस्तारै बिस्तारै आइजु भन्दै थियो त, दौडिनु पर्छ तँलाई।
3: सिपले बाटो किन यस्तो हिलो बनाएर राख्या?
2: हेर न यसको कुरा, धाराको पाइप बिग्रिया छ भने होइन, त्यही बाटो हिलो भयो भनेर त पानी जाने कुलो खन्दैछु।
3: दाइले खाजा ल्याइदिएको चाहिँ सबै पोक्यो।
2: खिर पकाएको थियो? किन, घरमा पाहुना आछन्?
3: होइन, मैले अस्ति खिर खान मन लाग्यो भनेर भनेको थिएँ नि आमालाई, आमाले त पकाइदिनु भएछ।
2: ए हो,
3: कस्तो मिठो थियो, तपाईँले खानै पाउनु भएन।
2: घरमा अरू छैन र?
3: छन् त, छ,
2: भरे घरै खाउँला। अब कान्छे, तेरो लुगा पनि हिलो हिलो लागेको छ, हेर त।
3: उत्तो रहेछ नि,
2: हिँड्ने बेला आँखा हेर्नु छैन?
3: आउनु त हेरेरै आएको हो नि, त उत्तो बाल्टिनमा पानी छ?
2: छ छ, पख्नु ल्याइदिन्छु। ल कुसुम,
4: हजुर,
2: पछाडि कुममा पनि हिलो रहेछ है,
4: यता हातै पुग्दैन त।
2: खै पानीले त म पुछिदिन्छु। ल भयो,
4: एउटा कुरा सोध्छु है दाइ।
2: के कुरा भन्न?
4: तपाईँ अझै मसँग रिसाइरहनु भएको हो?
2: छैन, भन्न।
4: तपाईँ मलाई यस्तो माया गर्नुहुन्छ, यस्तो माया लाग्ने मान्छेसँग पनि कोही रिसाउँछ त?
2: रिसाउने काम गरेपछि रिसाइहाल्छ नि।
4: मैले हरिसँगको कुरा तपाईँलाई लुकाउनु हुन्न थियो के, कस्तो गिल्टी फुल हुन्छ, सरी है दाई।
2: हेर कान्छी, कसैलाई मन पराउनु माया गर्नु नराम्रो कुरा होइन।
4: अनि मसँग किन रिसाउनु भएको त?
2: मेरो कुरा सुन्नु पहिला, हामी धान कहिले रोप्छौँ अन्त?
4: अब असारमा।
2: किन?
4: अनि धान रोप्ने बेलै त यही त हो।
2: वैशाखमा रोप्यो हुन्न?
4: कहाँ, बेलै नभए रोप्या धान फल्छ त?
2: हो, धान फल्न त बेला चाहिने रहेछ, अनि अरू कुराको लागि चाहिँदैन त।
4: के भन्नुहुन्छ?
2: हरेक कुराको समय हुन्छ कान्छी, अहिले त तैँले पढाइमा कसरी राम्रो गर्ने भनेर सोच्ने पो हो त। कान्छी उत्यो कुरो तान्दैन, यताको खनाइ र सकाइदिनु पऱ्यो पहिला। हेर कान्छी, आफ्नो भविष्य पढाइभन्दा ठुलो केही हुँदैन है, याद राखे।
4: तपाईँ पी नगरौँ न दाई, म कुनै पनि हालतमा आफ्नो पढाइलाई बिग्रिनै दिन्न के।
2: साँच्चै हो नि?
4: साँच्चै हो दाई, कसम।
2: लो, त्यो मान्छे कहाँबाट आयो?
4: ओ, मेरो हो दाई, आमाले दिनुभएको थियो।
3: हजुर सर।
2: आमाले किन दिनुभएको तँलाई यत्रो पैसा?
4: चप्पल किन्न।
2: ए,
4: थाहा छ दाई, केही दिनदेखि आमा अर्कै अर्कै हुनुभएको छ नि, मलाई पहिलाको जस्तो गाली पनि गर्नुहुन्न, तपाईँलाई त्यस्तो लाग्दैन?
2: खै, मसँग त उस्तै हुनुहुन्छ।
4: मलाई त कस्तो माया गर्न थाल्नु भएको छ, गौरीको जस्तै चप्पल लगाउन मन लाग्यो भनेको है, खल्टीबाट 500 रुपियाँ झिकेर दिइहाल्नु मलाई त।
2: ए, आमाले यसरी पैसा दिएको हो भनेर पत्याउनै पनि गाह्रो।
4: आफ्नो छोरीको माया लाग्यो होला नि।
2: बाबु आमाले आफ्नो छोराछोरीको माया नलाग्ने भन्ने त हुँदैन।
4: त्यही त,
2: मनमा जति नै माया भए पनि आमाले गाली नगरेको भन्ने बित्तिकै मायाको कुरा दिएको त मलाई थाहा थिएन है।
4: त्यो त हो नि है दाइ,
2: तर आमाले एक्कासी यस्तो व्यवहार देखाउनुको पछाडि कतै कुनै कारण त छैन नि कान्छी।

0: यसले फेरि फोन गरे यार, एकपटक काटेपछि नगर्नु नि। ल अब गर फोन।
1: कसको फोन हो विवेक दाई, स्विच अफै गर्नुभयो त।
0: त्यही सरलाको फोन हो, फोन अनै गर्न हुन्न भने झ्याकी झ्याप फोन हाने हानै गर्छ भने।
1: के भयो र त्यस्तो?
0: के भन्ने, बिहे गर्ने भनेर पुरै परिवारै लागि परेको छ भने।
1: आज त लास्टै तान्नु भएको त, यसरी नखानु के विवेक दाई?
0: मान्छेलाई चोट परेपछि यस्तै हो बाउ।
1: तपाईँ जस्तै सिपालु मान्छेलाई यत्रो टेन्सन, विवेक दाईलाई त्यस्तो सहेन नि।
0: यो सब त्यही किसनको काम हो, त्यसलाई साथी भनेर सहयोग गर्यो, कहिले फेरि भेट्छ न मजाले।
1: अब उसैको घरमा गएर उसैको दिदीलाई जिस्काइदिएपछि मान्छे रिसाउँदैन त?
0: जे भए पनि त्यसले यस्तो कुरा बाउलाई भन्नुपर्छ त, सरलाले भनेकै थिइनँ, त्यसलाई चाहिँ के को खरखर भइरहने।
1: हिजो त विवेकको बुवाले नि सरलाई दिदीसँग बिहे गराइदिने कुरामा सहमत हुनुभएको, ख्याल ख्यालैमा विवेक दाईलाई भिनाजु पो भन्नुपर्ने भयो भन्दै थियो त किसानीले।
0: भन्छ भिनाजु, बोल्दैमा हाँस्दैमा बिहे भइहाल्ने भयो त, अहिलेसम्म मेरो कतिवटा श्रीमती हुन्थे त आफै भन्न।
1: हो
0: अनि
1: अब बुवाले नै बिहे गरिदेऊ भनेपछि के गर्नुहुन्छ? बिहे नगरी सुख पाउनुहुन्छ त?
0: मेरो बाउले चाहेको भए उहिले बिहे हुन्थ्यो मेरो। त्यो कुरा थाहा पाएर घरमा मलाई अरू कोही पाइनस्, त्यसैको पछि लाग्नुपर्छ भन धन्नै मारेनन् भने।
1: होइन खास कुरा के हो त, उता हुन्छ भन्ने फेरि तपाईँलाई गाली गर्ने, म त कुरै बुझिनँ।
0: खास कुरो त्यो किशनले आफ्नो बाउलाई भन्यो, अनि किशनको बड्डाले फेरि हाम्रो बड्डालाई फोन गरेछ, तिनीहरूको फेरि पार्टी पनि त एउटै रहेछ नि।
1: ए
0: अनि किशनको बुवाले हाम्रो त पार्टी पनि मिल्ने विचार पनि मिल्ने सम्धी बन्नु पर्यो भन्या रहेछ। हाम्रो बड्डाले केटाकेटीको कुरा मिल्छ भने मिलाउन् त भनेर आफूले राम्रो बनाइदिएछन्। अनि उनीहरूलाई त हुनु नहुनु भएको छ अहिले, यो टेन्सनले गर्दा नि अझ जङ्गलमा गएर एक्लै बस्दिउँ कि जस्तो लाग्छ मलाई त।
1: अब ध्यान गर्ने हो भने त निकुञ्जको जङ्गलमा जाँदा हुन्छ नि भाइ।
0: त्यहाँ गएर के बाघको आरा बन्नु छ र? बरु एक दुई दिनलाई अलिक टाढै जान पाए नि हुन्थ्यो नि।
1: बाघ भालुको डर हुने मान्छे के जङ्गल जाने कुरा गरेको त? कि पोखरातिर जानुहुन्छ र?
0: जानु होइन, जाम बनकडा।
1: ए जाँदैन म, अलिअलि पैसा भए भए त कति काम हुन्थ्यो। यहाँ घरबेटी बुढाले कोठा भाडा भनेर सातो खाछन्, कहाँबाट घुम्न जानु।
0: अनि अस्ति डिम्पलले पैसा दिन्छ भन्थिस् त, दियो होला त, कहाँ हालिस् त्यत्रो पैसा?
1: दिएको भए पो हाल्नु, यसपालि पनि बाना बनाएर गई।
0: अब त्योसँग पैसाको कुरा नगरे हुन्छ, बरु दुई चारचोटि मस्ती गर, छोड दे।
1: अब त्यही गर्नु पर्ला, हल्का कुरा त भएको छ। बरु तपाईँसँग त्यो छ भने दिन न, तपाईँले प्राय राख्नुहुन्छ नि।
0: के दिने भन्छ?
1: कहिलेकाहीँ मेरो कोठामा बिर्सिनुहुन्थ्यो त, अझै सम्झनु भएन?
0: ए कन्डम भन्ने होला होइन, अहिले त छैन मसँग एकडा, अचेल दाल त्यो बोक्नै छोडिसक्यो।
1: दिनुपर्छ भनेर छैन भन्नुभयो, बरु पैसा नै देउला हो दाई।
0: किन चाहियो त्यो, नलगाइकन मस्तसँग कार्यक्रम गर्दैन के, यताउता झन्झटमा लागिरह्यो फेरि।
2: रामा त्यो हथौडा ल्याउ ल्याउ यता, टक्क लाएर यो सोचो नबनाइ त चुइकेछ मात्रै, छिस्किन लाग्दैन?
3: छोरोलाई टोयलेटमा थुनेर सुधार्छु भन्दा उल्टै सिस्किनी बिगारेर खति भयो, ठोकेर हुन्न त्यो। बरु हाते बर्माले पाल अलि ठुलो पारे सजिलै लाग्थ्यो कि।
2: अब अहिले हाते बर्मा खोज्दै कता जानु कि बर्मातिर?
4: नमस्ते है बाबुजू। नमस्ते।
3: ए नमस्ते हिक्मत बाबु।
4: अनि को जान लायो त बर्मा?
2: हे कोही जान ला छैन बर्मा शर्मा, यहाँ टोयलेटको ढोकाको छिस्किनी बिग्रेपछि पाल पार्ने बर्मा खोजेको के?
4: ए जाबो छिस्किनी बिग्रिया रहेछ, गठबन्धनकै धुनधान छलफल गरे जस्तो पो गरे छौ त।
2: तँलाई जाबो भयो, गति लहरी छिस्किनी नलाने टोयलेटमा आफू भित्र छिर्या बेला कसैलाई ढोका स्वात्त तान्दिएपछि स्वाद भेट्थिस् नि थाहा पाउँथिस्?
4: मलाई त केही फरक पर्दैन हेर उत्सव, भित्र पसेर काम कुरा नसकुन्जेल मजाले गीत गाइरहने हो म त।
3: छ्या, कुरा पनि कति फोरी फोरी गरेका होला।
2: सफा कुरा त अब गर्छ नि यसले, के कामको लागि आएको हो भन्ने थाहा पाए कि हौली के अरे
3: त्यही तिमीले हिजो भनेको कुरा
2: सोधन उसैलाई।
4: त्यही त भाउजू, अहिलेसम्म बिहेबारे खासै चासो पनि दिएन, अब घरजम गर्ने उमेर पनि त भयो नि भाउजू मेरो।
3: उमेर त भयो मात्र होइन, बेसरी नै भयो नि।
4: त्यही त भाउजू, अहिलेसम्म बिहेबारे खासै चासो पनि दिएन, अब चाहिँ जता गए पनि सबैले ओए बिहे कहिले गर्छस् के भनेर हैरान पार्न थाले।
3: उत्सवले भनेपछि मैले उता मामासित कुरा गरेकी थिएँ, राम्रा कुटुम्ब आए भने चाहिँ दिने भन्दै हुनुहुन्छ।
2: मामासँग मात्र कुरा गरेर हुन्छ? एकपटक बिहे गर्ने केटा केटी दुवैले भेटाउनु परेन।
4: अँ त्यो त हो,
3: बरु यसो सायद नै मिलाएर दही ठेकी नै गर्ने गरी हिक्मत बाबु, उत्सव, लालु काका र आमालाई लिएर गए भइगयो नि, मामासँग मेरो फोनमा कुरा भइहाल्छ।
4: अनि नि भाउजू, सिधै दही ठेकी गर्ने गरी जानु त, पहिला भेट्नु त पर्ने हो।
3: हेर्नुहोस् हिक्मत बाबु, केटीको नाम रङ्गमती हो, फेसबुकमा फोटो हेरिसक्नु भएको होला, बाह्र पास गरे कि, बोल्नमा तगडा छे, परि आए भेन पनि पछि पर्दिन।
2: मुखले भन्ने जति त सबै यसलाई भनिसकेको छ कि मैले टक्कला।
3: त्यही भने त, आफ्नै मामाको छोरी बहिनी, भोलि केही भइहाल्यो भने त हामीलाई नै अब गाला आउने हो। कुरा भने सुरुमै स्पष्ट हुनुपर्छ के, अहिलेको मिठो पछिको तेतो हुन्न के।
4: त्यो त हो भाउजू, त्यही भएर दही ठेकी गर्नु अघि मनमा केही छ कि भनेर भेटेरै कुरा गर्न खोजेको।
2: ओहो होइन, यसरी ठिक्क पार्नु पनि आउँछ है तँलाई?
4: ठिक्क पारेको हो त, उसो भए तैँले पनि त छोरी हुर्काउने काम सजिलो रहेनछ, बहुत गाह्रो भयो भन्थिस् त, यता भाउजूलाई ठिक्क पार्न हेरेको थिइस्।
3: साथी साथीको हाँसो ठट्टा आफ्नै ठाउँमा छ, म अर्को हप्ता बहिनीलाई यतै बोलाउँछु र आफ्ना कुराहरू प्रष्ट गर्नु होला।
2: अनि बजेटतिर सायद हेरेर च्यानेकोटो झै कि कसै
3: घरजम गर्न गाह्रो छ है हिक्मत बाबु, तल जगत दाईलाई हेर्नु न, कति खट्नुहुन्छ, कति ख्याल गर्नुहुन्छ छोरीहरूको।
2: जगत दाईले पनि त गर्दै सिक्दै आएका हुन् नि, जन्मिँदै जाने थिए होला र।
3: जे भए पनि अहिले त उहाँ यो माझकोटकै उदाहरणीय व्यक्ति हुनुहुन्छ।
4: के उल्का गर्छन् र त्यस्तो,
3: श्रीमती र छोरीहरूलाई उस्तै माया गर्ने, छोरीहरूको लुगा धुने, सरसफाइमा पनि आफै खट्ने, जस्तो सुकै काम होस् कहिले अल्छी नगर्ने, अब एउटी श्रीमतीलाई त्योभन्दा कस्तो लोग्ने चाहियो त।
2: ए त्यसो पो, आफ्नाले सिङ्गै घर उचालेको चाहिँ नदेख्ने, अरूकाले भकुण्डो उचाल्दा पनि पहाडै उचाले जसरी तारिफ गर्ने, ठिक छ, जति गरे पनि नदेख्ने रहेछौ, अब आइन्दा यो घरमा सिङ्को पनि भाँचिन्न।
5: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
6: गत हप्ता सोधेको प्रश्न थियो, तपाईलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो? यसमा तपाईहरूले निमकली, जगत, कुसुम, उत्सव, इन्दु, आयुष आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जाजरकोटबाट चन्द्रकला बुढाथोकी, दाङबाट हुमबहादुर रासकोटी, कञ्चनपुरबाट देवकी धामी र मकवानपुरबाट विजय थिङ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईले नाटकमा सुन्नुभएको कुनै पात्र तपाईँको परिवार, साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ? प्रश्न फेरि एकपटक, तपाईले नाटकमा सुन्नुभएको कुनै पात्र तपाईँको परिवार, साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ?
2: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार हाजी।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 12।
2: कुसुम, ओए कुसुम, छा मैले स्कुलभरि खोजेँ, यो त यहाँ पो आएर बसिरहेछ। लौ, यो त रोएर पो बसिरहेछ, के रोगी त के भयो भन् न, किन रोगी?
3: त्यतिकै
2: त्यतिकै नै गइरहन्छ, कुरुक्क भन् त।
3: मेरो मेरो रिजल्ट, म दाइलाई के भनेर मुख देखाउने?
2: किन, के भयो त्यो रिजल्ट?
3: डागी सरले भने क्लास भरेकै लास्ट भयो अरे म।
2: ला हो र,
3: सबैको अगाडि भन्नुपर्छ त भन्थ्यो गौरी, त्यो सरले मेरो बेजतै गर्यो।
2: जाँचमा तेरो चिट भेटेपछि त्यसले तँलाई देखि सधेन।
3: त्यो चिटबाट मैले के लेखा पनि त थिएन नि, बेक्कामा नराम्रो मात्रै भयो म। अब सधैँ त्यो भुडे सरको गाली खानु पर्ने होला मैले, मलाई गाली गरेको सुनेर अझै हाँस्दै थियो।
2: त्यो सर त्यस्तै हो के, गाली गर्न थालेपछि दाया बाया केही हेर्दैन। भयो अब नरो, जे हुनु भइसक्यो।
3: तँलाई पो भन्न सजिलो छ नि, आफूलाई परेको भए थाहा हुन्थ्यो तँलाई।
2: त्यसो नभन्न, कस्तो रहेछ?
3: म क्लासमै लास्ट हुन त नपर्ने हो, अलिअलि त लेखेकै थिएँ। त्यो तनुले पनि जित्यो त मलाई,
2: तनुको सियाएर नि त, त्यो चाहिँ लास्ट हुन्छ भनेको त।
3: कसले भन्यो तँलाई?
2: त्यसैले भने कि म आउँदा त्यो रिजल्ट लिएर फर्किँदै थिएँ, बाहिर गेटमा भेटेँ।
3: अब त्यसले मलाई झन् धाक दिन्छ होला।
2: त चिन्ता नगर कुसुम, यदि त्यसले केही भन्यो भने त्यसलाई जान छु। छोड्दे, अर्को पालि राम्ररी पढ्नु, अहिले जम घर।
4: नै जाँदिनँ म, घरमा दाइलाई पक्का पास हुन्छु भनेको छु, के भन्ने घर गएर?
2: अब जे हो त्यही भन्यो नि, अरू के भन्छस्?
3: होस् जानु, दाइले मार्नुहुन्छ।
2: अब मारे मर्दे, अरू के गर्ने त?
4: नाकेरा, आफ्नो रिजल्ट राम्रो आयो अनि 38,300 खुब्बे।
2: हे कुसुम, जेपिटी नबोले, मेरो नि त्यही B+ आ त हो नि।
4: अब के गर्ने भन्न गौरी, मैले त केही सोच्नै सकिनँ।
2: अब के गर्नु नि, घर जाने, जे भएको खुरु खुरु त्यही भन्ने अनि मजाले खाने।
3: के
2: गाली भनेको के?
4: ए गौरी, आज तेरो घरमा जान्छ है म।
2: ओके छ त, हिट जम।
3: नै होस्, जान ल गौरी।
2: किन नि फेरि?
3: फेरि कहाँ गई, के भयो भनेर दुनियाँ कुरा होला। बरु
4: यो रिजल्ट त लैजान है।
2: अनि घरमा चाहिँ के देखाउँछ त?
4: घरमा रिजल्ट नै आएको छैन भन्छु।
2: कस्तो आलु जस्तो कुरा गर्छ है यो कुसुम। अनि घरबाट चाहिँ रिजल्ट लिन आएको भने होइन?
3: घरमा म पास भए भन्छु।
2: ए के भन्छ यो, घरि पास घरि फेल? ए
4: मेरो मार्कसिट तँ लिएर जा भनेको के
2: भन्छ भन्छ।
4: भगवान, तँ अहिले मेरो मार्कसिट लिएर जा, म घरमा मार्कसिट नै आएको छैन भन्छु भनेको के, अब बुझिस्?
2: अन्त सौगात दाईसँग झुटो बोल्न सक्छस् त? ठिकै छ नि त, अहिले त म तेरो मार्कसिट लिएर घर पनि जम्ला, तैँले घरमा पास भयो भनेर झुट पनि बोलिस्। तर कुसुम, त आफू फेल भएको कुरा कहिलेसम्म लुकाउन सक्छस् हँ भन् त मलाई।

0: साउजी चिनी दिनुहोस् न।
1: चिनी कति लाने? लानु न, कति राखिदिउँ?
0: 2 किलो राखिदिउँ न।
1: ए ल, पक्नुहोस् है।
2: अङ्कल नमस्ते।
1: नमस्ते। ओहो विवेक बाबु, आज 81 कताबाट देखा पर्नुभयो त? खासै यतातिर आउने मान्छे त होइन तपाईँ।
2: यसो घुम्दै आएको अङ्कल, अङ्कलको याद आयो अनि यसो मिलाएर बाटो पारेको नि।
1: अरू केही दिउँ?
0: अहिलेलाई यति नै हो साउजी, पैसा लिनुहोस् त।
2: अरू सबै ठिकै छ नि, होइन अङ्कल?
0: त साउजी गए है।
1: ठिकै त मान्नु पर्यो, अहिलेसम्म बाँचेकै छ। बसौँ न बाबु, यतै बसौँ।
2: ठिकै छ अङ्कल, म यतै कुर्सीमा बस्छु। अनि साँच्ची खुसबु आजकल पसल बस्दिनन्? जहिले हजुर मात्र देख्छु त पसलमा।
1: बस्छे, आज नि दिनभरि उही त थिए, अहिले सामान छर्न गएकी छ। अनि केही काम थियो र बाबु खुसबुसँग?
2: छैन अङ्कल, यत्तिकै कता छिन् भनेर मात्रै। ओहो ब्यालेन्सै सकिएछ अङ्कल, एउटा 100 रिचार्ज दिन त।
1: ए भइहाल्छ नि, कुन नमस्ते त होला?
2: हजुर नमस्ते।
1: ए यी लिनुहोस्।
2: थ्याङ्क यू अङ्कल। यी यो पैसा राख्नु न।
1: ए अनि घरतिर बुवा आमा सबैलाई सन्चै छ त?
2: हजुर अङ्कल सबै ठिकै छ।
1: अचेल त बुवासँग फोन पनि भएको छैन, पार्टीमा हिँड्दै फुर्सद छैन होला राजनीति गर्ने मान्छे।
2: हजुर अङ्कल, पार्टी भनेपछि त बुवा खाना नै छोडिदिनुहुन्छ।
3: बाबा दिनेश अङ्कललाई 2 गट्टा साबुन अनि 1 बोरा चिउरा र आजसम्मको हिसाब ल्याइदिनु भन्दै थिए।
1: ए हुन्छ।
3: चाँडै ल्याइदिनु भन्दै थिए, बाहिर जानु छ अरे, तपाईँसँग कुरा नै गर्नु छ भन्दै थिए।
1: ए हो र, ल खोइ त स्कुटीको चाबी दे त।
3: चाबी त स्कुटीमै छ।
1: ए ल विवेक बाबु बस्दै गरौँ है, म एकैछिनमा आइहाल्छु।
2: म नि निस्किन्छु अङ्कल।
3: अनि सामान त
1: गोदामबाट लिएर जाउँला, यहाँ चिल्लाउने सकिन लागेको छ।
2: के हो खुसबु, तिमी त के छ भनेर पनि सोधिदिनौ त, भाउ बढेको कि के हो?
3: तिमीलाई त्यस्तो लाग्छ भने त के भन्नु र, अनि कताबाट आइपुग्यो त आज?
2: खासमा म आज तिमीसँगै कुरा गर्न भनेर आएको।
3: मसँग के कुरा हो र?
2: अचेल अलि अर्कै अर्कै व्यवहार गर्न थाले रहेछौ।
3: कस्तो व्यवहार र?
2: त्यो त तिमीलाई पनि थाहा होला नि, तर तिमीले यस्तो गर्छौ भनेर सोचेको पनि थिइनँ यार मैले।
3: कस्तो कुरा घुमाइरा, अलिक प्रष्ट भन न, के कुरा गर्न खोज्या हो? मैले के गरेर
2: मेरो बारेमा चाहिने नचाहिने कुरा गरिदिउँ छोडे?
3: के भनेर त्यस्तो नचाहिने कुरा, प्रष्ट भन न।
2: खै मैले केटीहरूलाई जिस्काउँछु रे, खत्तम मान्छे उरे।
3: त्यो त मैले भन्नै पर्दैन नि, तिम्रो व्यवहारबाटै बुझिन्छ।
2: होइन तिमीलाई जेलसी भएको हो, मसँग हाँसेको बोलेको
3: को हो र तिमी मेरो जेलस हुन?
2: होइन भने किन मेरो पछाडि लागि परेको त?
3: यस्ता वाइगात कुरा नगर है मसँग, तिम्रो पछाडि लाग्ने खाले केटी नसोचे हुन्छ मलाई, बरु पछाडि त को लागिरहेको छ बुझिरहेको छु मैले।
2: भनेको
3: मान्छेले अनावश्यक फोन गरेर म्यासेज गरेर सताइरहेको छौ होइन?
2: कसलाई फोन गरेँ मैले?
3: नयाँ नयाँ नम्बरबाट कहाँ कहाँ फोन हुन्छ एक एक थाहा छ मलाई।
2: मैले कसलाई त्यसो गरेँ? जेपिटी चाहिँ नबन ल।
3: के को जेपिटी, अरूको के कुरा? तिमीले मैलाई फोन गरिरहेछौ, थाहा पाउँदिन भन्ने ठाने छौ होइन?
2: कहिले फोन गरेँ मैले तिमीलाई?
3: थाहा पाउँदिन जस्तो लागेछ। यी यो 714 भएको कसको नम्बर हो तिम्रो होइन?
2: मेरै नम्बर भन्ने चाहिँ के ग्यारेन्टी छ हौ?
3: होइन भनेर नजित्दै हुन्छ विवेक, मैले उत्ति बेला मम्मीको नम्बरबाट फोन गर्दा आफैले म विवेक हो कसलाई खोजे भन्दै थियौ त।
2: सिम्पल यार, यो मेरोमा अलिअलि त भइहाल्छ नि, अनि यसैलाई पुरै इस्यु बनाएर कलेजभरि मेरो इन्सल्ट गर्दै हिँड्दिने त?
3: तिम्रो लागि सिम्पल होला तर मेरो लागि होइन विवेक, मलाई यस्तो कुरा मन पर्दैन। फेरि पनि यसरी अनावश्यक फोन गर्ने जिस्काउने गर्यो भने म जुन हदसम्म पनि जान सक्छु, याद राख।

0: रमा, काम सकियो?
1: सकियो, खै उता सर।
0: होइन, आज के भयो यति चाँडै सुत्न पो लाग्यो त?
1: जे भयो नि भयो नि,
0: हेर न फेरि उता फर्केर सुत्यो कि। रमा, यता हेर न, यो गीतमा कस्तो हाँसो उठ्दो भिडियो बनाएछ कि। रमा रमा प्यारी,
1: हे मलाई हेर्नु मन छैन, आफै हेर, बरु भोल्युम चाहिँ अलिक कम गर, मलाई निन्दा लगाइसक्यो
0: यति चाँडै।
1: अनि के गर्नु त?
0: लो के भयो, झर्को र फर्को पो छ त, किन रिसाइकिर तिमी? के भयो भन त?
1: जे भयो नि, तिमीलाई मेरो कुरा सुन्ने फुर्सद भए पो त।
0: के भने नि त्यस्तो, के भयो तिमीलाई भन त?
1: केही भएको छैन, मलाई सुत्न देऊ।
0: सुत सुत, आफ्नो कमाइ भएन भने सबैले हेप्छन् भन्नुहुन्थ्यो आमाले। हो रहेछ,
1: मैले कहिले त्यस्तो कुरा गरेको छु र?
0: त्यसो भए के हो भन त, के आमाले के भन्नुभयो तिमीलाई?
1: छैन।
0: अनि तिमीलाई भएको चाहिँ के हो खासमा भन त?
1: यहाँ आफ्नो मिन्स नभएको 15 दिन भइसक्यो।
0: पहिले त टाइममै हुन्थ्यो होइन र?
1: सधैँ टाइममै हुन्थ्यो र त, टेन्सन भयो नि।
0: होला नि त, किन चिन्ता लिन्छौ?
1: खै खाना पनि खासै खान मन लाग्दैन, सन्देश पेटमा हुँदा जस्तो भएको थियो त्यस्तै भइरहेछ मलाई आजभोलि।
0: ल अब हुनै भने, त्यसमा दुःखी हुनुपर्ने कुरा नै के छ र भन त? खुसी हो न टक्क लाएर
1: भयो खुसी, दुःख पाउने भोग्ने सबै मैले गर्नुपर्छ, तिमीलाई त के छ र?
0: ल जे हुनु भएको के रमा, यो खुसीको क्षणमा त हल्का नाच्दिउँ कि क्या हो टक्क लाएर।
1: मान्छेलाई यहाँ कस्तो टेन्सन भएको छ उसलाई भने हेर न।
0: अब किन टेन्सन लिनु पर्यो र, झन् अब छोरी भइदिएदेखि त ओहो घरको शोभा नै छुट्टै हुन्छ, सम्झ त।
1: अहिलेसम्म त एउटा भएको छोरा त छेउ पर्न माने छैन, छोरी भयो भने यस्तो त्यस्तो रे कति न।
0: अब पारा आउँछ कि रमा, तर
1: किन
0: खै यसपालि पनि तिमी सुत्केरी हुने बेलामा आफू बाहिरै भएर जस्छ।
1: के गर्न त खोजिरहेछौ त, यहीँ के गर्दा हुँदैन?
0: खै यता पनि खासै केही होला जस्तो लागेन रमा, अब हाम्रो घरको अवस्था तिमीलाई पनि थाहा छँदैछ।
1: जे जस्तो छ त्यसैमा चलौँला नि, चल्दैछ त।
0: चल्न त चलिरहेछ नि रमा, मलाई पनि त रहर छ नि, टन्न पैसा कमाउँला, सके विलास नगरमा एउटा राम्रो घडेर जोडौँला, अनि तिमीलाई पनि खुसी बनाएर राखौँला भन्ने।
1: खै पहिला नि गएकै हो, खासै केही भएन, अब गएर नि भन्या जस्तो कमाइ होला भन्ने पनि छैन नि।
0: त्यो बेला कोरोनाले गर्दा त्यस्तै भयो, के गर्नु?
1: उच्च
0: भन न,
1: यति बच्चा बसेकै हो भने नि यस्तो अवस्थामा मलाई पैसा सैसा भन्दा नि तिमी साथ भइदिए हुन्थ्यो जस्तो लाग्छ, पहिला पनि तिमी नभएर साह्रै गाह्रो भयो।
0: हुन त हो नि रमा, अब छरछिमेकका कुरा पनि त तिमीले सुनेकै छौ, मैले यसो गरिन उसो गरिन, सँगैको साथीले यसो गरिसके तैँले केही गरिनस्, सुन्दा सुन्दा म त वाक्क दिक्क भइसकेँ।
1: आ भन्नेले जे नि भन्छन् नि, अहिलेलाई अलिअलि खर्च बर्चको लागि मेरो जागिर छँदैछ नि, घर खर्चमा आमाको अचार बेचेर पुगेकी छ।
0: मलाई पनि तिमीसँगै बस्न मन नभए कहाँ हो र, अब फेरि विदेश जाने भनेर सबैतिर भनिसके, अब एक दुई साल त हो, यसो दुःख गर न, घरमा आमा हुनुहुन्छ छोरो छ, किन चिन्ता लिन्छौ?
1: अँ आमाको बानी थाहा छ त सन् तिमीलाई।
0: त्यस्तो केही हुन्न कि रमा, सुर्ता नल्याऊ, अब यहाँ म भएर पनि के नै गर्ने हो र भन त?
1: कमसेकम तिमी यहाँ भइदियो भने मात्रै पनि कति सजिलो हुन्थ्यो उत्सव, सन्देश पनि सानै छ, दुई दुईवटा बच्चा म एक्लैले कसरी स्याहार्ने भन त, मलाई पनि गाह्रो हुन्छ नि।
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? यसको सही उत्तर हो क्रिकेट। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कपिल वस्तुबाट सरिता पौडेल, सोलु खुम्बुबाट सृजना तामाङ, डडेलधुराबाट नीरज चटौत र कञ्चनपुरबाट गोकुल पन्त विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले ₹200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्? प्रश्न फेरि एकपटक, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्?
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हस्त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार शुक्रबार विभिन्न समसामयिक विषय, खास गरी निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका नेपाल चौतारीमा आज पनि हामी मतदातामा देखिएको वितृष्णा निर्वाचन कि उम्मेद्वार प्रति भन्ने विषयमा छलफल गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FM बाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार शुक्रबार विभिन्न समसामयिक विषयमा छलफल गर्छौँ, निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्छौँ विशेष गरी। र आज चाहिँ हामीले यो मतदातामा देखिएको वितृष्णा, अब यो उम्मेद्वार प्रति हो कि निर्वाचन प्रति नै छ कि भन्ने बारेमा छलफल गर्दैछौँ। आजको विषयमा छलफल गर्न मसँग राजनीतिक विश्लेषक जैनेन्द्र जीवन हुनुहुन्छ। जैनेन्द्र जीवनज्यू, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ। नमस्कार।
3: धन्यवाद।
1: आराम हुनुहुन्छ सर? हजुर। अब अहिले हामी निर्वाचनको सङ्घारमा छौँ, अब निर्वाचन आउनलाई धेरै दिन बाँकी छैन। यो निर्वाचनकै कुराकानी गरिरहँदाखेरि चाहिँ अब जस्तो अब हामी अहिले अलिकति यो निर्वाचनका कुरा, त्यस्तै गरी मतदाताका कुरा, त्यस्तै गरी उम्मेद्वारका कुराहरू गरिरहेका छौँ र अहिले हाम्रो समाचारदेखि लिएर अन्य ठाउँमा चर्चा परिचर्चा हुने पनि यिनै विषयवस्तु रहेका छन्। म कार्यक्रमको सुरुमा चाहिँ अलिकति यो निर्वाचन आयोगलाई सर्वोच्च अदालतले चाहिँ 2070 सालमा जुन यो निर्वाचनमा नलब्धी अब नोटा अर्थात् मतपत्रमा उल्लेखित कुनै पनि दललाई म मत दिन्न भन्ने चाहिँ यो विकल्पसहितको मतपत्र छाप्ने आदेश दिएको थियो, तर त्यो आदेश चाहिँ अहिलेसम्म पनि पालना भएन, नागरिकले त्यसरी मतदान गर्न पाएनन्। किन नपाइएको होला यो सर्वोच्च अदालतले चाहिँ आदेश दिँदा दिँदै पनि त्यो व्यवस्था किन हुन सकेन, यसको पछाडिको कारण के थियो होला? यहाँबाट आज कार्यक्रम सुरु गरौँ, हामीसँग अन्य प्रश्नहरू त्यस पछाडि छन्। जैनेन्द्रजी भन्छौँ,
3: अब यो सर्वोच्च अदालतको त निर्देशनात्मक आदेश हो, अब त्यो कुनै चाहिँ नि मौलिक हक जस्तो लागू गराउनै पर्ने ऐन कानुन मिचेको हुँदाखेरि रिट जारी हुने उत्प्रेषणको कर्मादेशको आदेश जारी हुने त्यस्तो होइन, निर्देशनात्मक आदेश हो। तर त्यो गर्नु पर्थ्यो, सर्वोच्च अदालतले भन्नु मात्रै भनेर मात्रै होइन कि त्यो वास्तवमा एउटा चाहिँ स्वच्छ राजनीतिको लागि त्यो गर्नै पर्ने हो, जनताले आफ्नो अप्सन त्यो पनि दिन पाउने गरी चाहिँ गर्नुपर्थ्यो। खास नभएको कारण चाहिँ के भने राजनीतिक वर्गको जसले चुनाव लड्दछ खास गरी दलहरूको राजनीतिक वर्ग जो छ उसको चाहिँ यसमा रुचि छैन, उनीहरूले चाहिँ नि यो कुरालाई अगाडि बढाउन चाहेको भए अब यसमा चाहिँ अब सर्वोच्चले भने एक थरीको एउटा नागरिक समूह लागिरहेको छ भन्नेले भनाइरहेका छन्, त्यो पनि अलिकति झिनो आवाजमा भनिरहेका छन्। खास शक्तिशाली वर्गको राजनीतिक वर्गको यसमा रुचि छैन, उनीहरू गर्न चाहने पनि त्यही भएर।
1: हजुर, अब यो यसमा चाहिँ जस्तो अब कतिपय कुराहरू आवश्यकता हुँदा हुँदै पनि त्यो चिजहरू चाहिँ सम्भव नहुने अथवा त्यो कुरालाई चाहिँ जनताले उपभोग गर्न नपाउने अवस्था रहँदाखेरि त यो सिस्टम जुन कुरा गर्छौँ हामी, यो त परिवर्तन भएन नि, यथास्थानमै रह्यो नि त।
3: हो, अब यो एउटा सिस्टमको खराबीको रूपमा यसलाई लिन सकिन्छ, अब सिस्टमै खराब त होइन, सिस्टमका थुप्रै लुपहोलको अब यो एउटा अप्सन पनि राखिदिएको भएदेखि एउटा के हुन्थ्यो भनेदेखि कति जनता चाहिँ वास्तवमा चाहिँ नि नोटामा को पक्षमा भोट हालिरहेको त्यो देखिन्थ्यो, त्यो भएपछि एउटा चाहिँ जनताको मुड पनि थाहा हुन्थ्यो, हामीले के सुधार गर्ने, सिस्टममा के सुधार गर्ने पनि थाहा हुन्थ्यो। तर चाहिँ के भने त्यसो गर्दाखेरिमा सबभन्दा मैले अघि भनेको जस्तो त्यो राजनीतिक वर्गलाई किन रुचि नभएको भन्दाखेरिमा यो आफ्नो फेलियर देखिन्छ, आफ्नो अलोकप्रियता देखिन्छ, आफ्नो भोट घट्छ, आफूलाई आउने भोट घट्छ। अहिले त बाध्यताले पनि एउटा न एउटा ब्रान्डमा भोट हाल्नु परेको छ मान्छेलाई, त्यस कारणले चाहिँ भन्ने हिसाबले हो, त्यस कारणले हुनै पर्ने चिज हो, भएको राम्रो हो, अब नहुँदा पनि अब सिस्टमै यतै यति कारणले सम्पूर्ण सिस्टमै खराब छ भन्ने चाहिँ होइन।
1: अब यहाँले भनिरहँदाखेरि चाहिँ जस्तो अब यो यदि यो नोटाको सिस्टम लागू भएको भए त राजनीतिक दलहरूले आफूलाई सच्याउने मौका पनि पाउँथ्यो होला नि, होइन? अनि त्यो भएको भएपछि राजनीतिक दल आखिरी राजनीति दलहरूले नै हो यो अब हाम्रो जस्तो अब हाम्रो जस्तो सिस्टममा चाहिँ यसले काम गर्ने फङ्सन गर्ने भने चाहिँ अब त्यो नहुँदाखेरि चाहिँ अब अहिले जस्तो अब वैकल्पिक शक्ति वैकल्पिक उम्मेद्वार भन्ने खालका कुराहरू आइरहेछन् नि अहिले जसरी कुराहरू आइरहेछन् त्यो सामना गर्नु पर्दैन थियो कि
3: अब त्यो त वैकल्पिकको कुरा फेरि त्यसै पनि आउँथ्यो अघि अब किनभनेदेखि चाहिँ नि अब नोटामा भोट दिने बाहेक अरू क्यान्डिडेटैलाई भोट दिने नोटामा दिने होइन क्यान्डिडेटैलाई उम्मेदवारलाई नै दिने तर चाहिँ किन फरक खालको दलको फरक खालको उम्मेदवारलाई दिने भन्ने लहर त त्यो आउँथ्यो किनभने यो उम्मेदवारदेखि भएको वितृषणा चाहिँ नि खालि सबै नोटामा हाल्छु भन्ने मान्छे मात्रै छैनन् नि
1: त्यस
3: कारणले यो एउटा वैकल्पिकको ट्रेन्ड आएको यो पनि आफूमा राम्रै छ हामीले चाहिँ आफ्नो सिस्टमलाई सुधार्दै पर्फेक्सन पर्फेक्ट बनाउने हो अब अहिले केही इम्परफेक्सन छन् त्यसलाई सुधार गर्दै लाने हो अब त्यसपछि चाहिँ के भने पुरा पर्फेक्ट त कहिले पनि कुनै पनि सिस्टम हुँदैन त्यस कारणले यो जुन स्वतन्त्रको चाहिँ नि कुरा आएकोलाई नराम्रो भन्नु पर्दैन यो पनि एउटा दबाब हो कि एउटा राजनीतिक वर्गलाई सुध्रियो दलहरूलाई सुध्रियो उम्मेदवार राम्रो देऊ भन्ने एउटा चाहिँ दबाबको रूपमा हामीले लिन सक्यौँ भने ठिकै
1: अब जस्तो यो अब सरस्वती हेर्दाखेरि सिधासिधी हेर्दाखेरि चाहिँ जस्तो राजनीतिक दलले चाहिँ मतदातालाई चाहिँ यो पार्टीलाई यो व्यक्तिलाई यो चुनाव चिन्हमा भोट दिनुहोस् भनेर चाहिँ पटक पटक विभिन्न तरिकाले भन्न चाहिँ मिल्ने होइन तर जनताले मलाई चित्त बुझेन म त मत दिन्न भनेर अब सामाजिक सञ्जालमै किन नहोस् भन्न किन नपाउने भन्ने प्रश्नहरू पनि अहिले देखिन थालेका छन् के भन्नुहुन्छ यहाँ
3: होइन त्यो त सही कुरा हो जनताले म भोट दिन्न भन्ने किन नपाउने उसले पनि पाउनुपर्छ भोट दिन्न भनेको चाहिँ त्यो मैले भोट दिने खालको मान्छे भएन मैले खोजेको जस्तो उम्मेदवार भएन त्यो आऊ भनेको हो नि त त्यस कारणले त्यो लोकतन्त्रमा त्यो भन्न नपाइने भन्ने त कुरै थिएन त्यो भन्न पाउनुपर्ने कुरा हो गर्नुपर्ने कुरा हो खालि नगरिदिएका हुन् तर मेरो भनाइ के भने यति नगर्दैमा सम्पूर्ण चाहिँ नि यो चुनाव प्रणाली चाहिँ यतिकै कारणले यो दोषपूर्ण भयो भन्न चाहिँ भन्नु मिल्दैन हामीले पाँचवटा छवटा चुनाव गरिसक्यौँ एकपछि अर्को चाहिँ के भनिदिने मतदाता झन् जागरुक हुँदै आएछन् झन् परिष्कृत हुँदै आएछन् सिस्टममा खराबी घटेन होला दलहरू को पर्फर्मेन्स राम्रो भएन होला खराब भयो होला नि तर मान्छेको मान्छेमा आएको चेतना जागरुकता भोटरमा आएको चेतना जागरुकता त बढेरै गएको छ
1: पछिल्लो समय चाहिँ जस्तो यहाँले अब मूल्याङ्कन गरिरहनु भएको छ राजनीतिक विश्लेषण गरिरहनु भएको छ हेर्दाखेरि चाहिँ पछिल्लो समय नेपालका राजनीतिक दलहरूको जुन चरित्र भनौँ अथवा कल्चर भनौँ अथवा चाहिँ त्यसको सिस्टम भनौँ त्यसलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ यो कति प्रभावकारी छ कति चाहिँ परिवर्तनशील छ
3: अब यसो भयो अहिले चाहिँ उहाँहरू नेपालको दलहरू सबै सत्तामुखी भएर जानुभयो मेन कुरो अभिष्ट नै सत्ता भयो लक्ष्य नै सत्ता भयो उद्देश्य नै सत्ता भयो सत्तामा गएर म यसो गर्छु यसको लागि म सत्तामा जानुहुन्छ मेरो त उद्देश्य अर्कै हो राष्ट्र निर्माण हो देशको विकास हो आर्थिक विकास होइन त्यसपछि चाहिँ सामाजिक न्याय हो यो हो यस्ता कुराहरूलाई यस्ता लक्ष्यलाई लिएर अगाडि बढ्नुको सत्ता ती कुरा चाहिँ भन्ने कुरा मात्रै भए देखाउने कुरा मात्रै भए घोषणा पत्रमा व्यक्त गर्ने कुरा मात्रै भए बाहिर सार्वजनिक खपतको लागि गर्ने कुरा मात्र भए मूल उद्देश्य सत्तामा जाने आफू सत्तामा टिकिरहने अर्को सत्तामा नजाओस् भन्ने हो त्यस कारणले चाहिँ के भन्यो भने उहाँहरू सबै क्रान्ति गरेर आन्दोलन गरेर आउनुभयो भने एउटा एउटा कजको लागि आन्दोलन गरेर नेपाली काङ्ग्रेसले तिन फेर चाहिँ सात सालको क्रान्ति लगाएर तिन फेर जनआन्दोलन र क्रान्तिको नेतृत्व गरेर आएको त्यत्रो दुःख पाएको त्यत्रो जेल नेल भएको पार्टी माओवादीले पनि आफ्नै किसिमको लागि एउटा सशस्त्र विद्रोह आफ्नै मूल्य मान्यताका लागि लडेर मरेर मारेर आएको मान्छे हो एमाले त्यसै गरी चाहिँ के भनेदेखि चाहिँ नि जनताको माझमा भिजेर अन्डरग्राउन्ड काम गरेर पछि फेरि चाहिँ के भनेदेखि चाहिँ नि एउटा सङ्गठित पार्टी बनाएर एउटा उद्देश्य एउटा नाराका साथ आएको तर आउन त त्यसो गरेर आउनुभयो उहाँहरू तर पछि आएर अहिले चाहिँ बिग्रेर चाहिँ खालि सत्ता उहाँहरूको अभिष्ट भयो सत्ताकै लागि फुट्ने सत्ताकै लागि दलीय झगडा हुने दलभित्रै झगडा हुने भए हुनाले यो चाहिँ नि सबभन्दा खराब पक्ष त्यही भएको
1: अब जस्तो यहाँले भनिरहँदाखेरि चाहिँ उहाँले भन्ने एक थरी अथवा उहाँले जुन उद्देश्यले क्रान्ति गर्नुभयो जुन उद्देश्यले चाहिँ परिवर्तनको लागि चाहिँ आवाज उठाउनु भयो त्यो चिज चाहिँ अब अहिले पछिल्लो समय आएर सत्तामा अलिकति बढी केन्द्रित भइसके पछाडि उहाँहरू बढी स्वतन्त्र हुनुभएको हो कि उहाँले गरेको निर्णयलाई कसैले प्रश्न गर्ने ठाउँ नभएको हो कि त्यो भएर पो यो अवस्था सिर्जना भयो कि
3: प्रश्न गर्ने ठाउँ त किन नहुनु होइन तर के भन्यो सत्ताको बलमी चाहिँ उहाँहरूले सबै सत्तालाई प्रधानता दिने अरू सबै कुरो गौण हुनुभयो प्रश्न गर्ने ठाउँ त जति पनि छ मिडिया यस्तो एक्टिभ छ तपाईँहरू नै मिडियाको कर्मीहरू यति एक्टिभ हुनुहुन्छ यो कार्यक्रम गरिराख्नु भएको छ त्यस्तो मिडिया आफ्नो ठाउँमा चाहिँ नि एक्टिभ छ, सिभिल सोसाइटी आफ्नो ठाउँमा एक्टिभ छ, त्यसपछि चाहिँ विभिन्न दबाब समूहहरू चाहिँ आफ्नो ठाउँमा एक्टिभ छन्। अब यसले गरेर चाहिँ के भने मतदातामा पनि ठुलो जागरुकता आएको छ, मान्छेले भनिराखेका छन्, अहिले त उहाँहरूलाई फिल भएको छ नि त, मान्छे हामीलाई चोर भन्छन् भनेर ठुल्ठुलो नेताले भाषण गर्दा नि अस्ति प्रचण्डले हामीलाई चोर भन्छन् होइन भन्दाखेरि हो भनेर हुटिङ चाहिँ खानुभयो, शेरबहादुर देउवाले पनि भाषण गर्दाखेरिमा चाहिँ हुटिङ खानुभएको छ। त्यस कारणले यो त चाहिँ नि उहाँहरूलाई स्वतन्त्रता मान्छेले के भनेदेखि उहाँहरू जनमतबाट जनताको परीक्षणबाट स्वतन्त्र चाहिँ हुनुहुन्न उहाँहरू। तर के भन्नु सत्तामुखी राजनीतिमा हरेक कुरो सत्तामुखी भयो, जसरी पनि सत्तामा जाने प्रवृत्ति उहाँहरूको भयो, पैसा मनी मसल गठबन्धन अपवित्र गठबन्धन जे गरेर हुन्छ सत्तामा जाने अरू कुरा देखाउने मात्रै हो, सबभन्दा वितृषणाको कुरो चाहिँ त्यही भयो।
1: हजुर, अब जस्तै राजनीतिक दलहरूकै कुरा गरिरहँदाखेरि चाहिँ अब राजनीतिक दल उम्मेद्वार लगायतको कुरा गरिरहँदाखेरि सिस्टमको कुरा अघि हामीले अलिकति पनि उठायौँ, यो हामीले गरेकै मात्रै राम्रो हो, हामीले जे भन्छौँ त्यो नै सबैले पत्याउँछन् त्यो नै राम्रो हो, हामी नै सर्वेसर्वा हो, हामी नै जान्ने हो भन्ने प्रवृत्ति बढी हावी भएको हो। जस्तै यहाँले अघि उठाउनु भएको थियो कुरा घोषणापत्रको, घोषणापत्र पढ्दाखेरि लाग्छ कि त्यो अब कल्पनाशीलताको पनि एकदमै अब हदसम्मको कुराहरू त्यहाँ जोडिएको हुन्छ होइन। यी सबै कुराहरूलाई हेर्दाखेरि चाहिँ अघि मैले भने जस्तो यो हामी नै सर्वेसर्वा हामी नै जान्ने भन्ने कुराले पो अप्ठ्यारो पारिरहेको छ कि जनताले त्यसलाई त अहिले राम्रोसँगले मूल्याङ्कन पनि गर्न थाले होलान्।
3: अब त्यति त होइन, सर्वे सर्वा त म भन्दिनँ किनभने उहाँहरू भोटै माग्नेहरूलाई यो शब्द जनताको माझमा गएर कसैले चाहिँ उहाँ बढार दिने, कसैले बच्चा बोकिदिने, कसैले चुलोमा चाहिँ नि ग्यास चल्काउ दिने गरेका छ, सर्वे सर्वा भएको भए त जनतालाई त्यसरी पाउमोल निदानु पर्दैन थियो। यो कमसेकम चुनावसम्म त जनता नै सार्वभौम, सबै जनता नै शक्तिशाली हुन्, जनता नै ब्रह्मा विष्णु महेश्वर हुन् भन्ने उहाँहरूलाई थाहा छ र त्यस्तो त्यो जान्ने भन्ने कुरो पनि देख्दिने, एउटा दुईवटा नेताहरूको चाहिँ म जान्ने भन्ने घमण्ड होला, त्यो जान्ने होइन। मेन कुरो के भन्दाखेरिमा चाहिँ उहाँहरूको यो हामीले घोषणापत्रमा जुन कुरो उहाँले हुनी नहुनी असम्भव यो कुराहरू लेख्नु भएको छ, यो चाहिँ नि एक ऊभन्दा हामी राम्रो, ऊभन्दा हामी गर्छौँ भनेर देखाएर जनतालाई भ्रम छरेर त्यसैको आधारमा भोट पाइन्छ भन्ठानी एउटा कुरा हो त्यो। अचेल वास्तवमा घोषणापत्र धेरै पढेर मान्छेले सञ्चार माध्यमले ल्याइदिएको बाहेक, प्रसारित गरिदिएको बाहेक, मान्छे आफैले घोषणापत्र खोजेर पढेर त्यसका आधारमा मत दिने मानसिकता बनाएको चाहिँ भोटरले म देख्दिनँ। हेर्नुहोस्, अलिक त्यो कुरा हामीले स्वीकार गर्नुपर्दछ। तर चाहिँ के भनेदेखि उहाँहरूको चाहिँ यो घोषणापत्रको विषयमा पनि उहाँहरूले केहीसँग रिभ्यू गर्नु होला। त्यो घोषणापत्रमा चाहिँ नि चाहिने नचाहिने कुरा लेख्ने होडबाजी चलेको चाहिँ के भन्ने, उसले भन्दा मैले राम्रो लेख्छु, ऊ म अलिकति एक कदम अगाडि हुन्छु चुनावमा, एउटा नारा त हो नि, नारै दिएर जितिन्छ, नारै दिएर दुई चार भोट फरक पर्छ भने के भयो र भनेर गरेको हो है। त्यस कारणले चाहिँ त्यो उहाँहरूको एउटा अनुत्तरदायी राजनीति हो।
1: हजुर, अब जस्तो त्यही त्यही कुरालाई जोड्दाखेरि चाहिँ जस्तो अब यो या त्यो रूपमा चाहिँ विभिन्न खालका नाराहरूको प्रतिस्पर्धा, राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदाखेरि चाहिँ मत बढ्छ भन्ने जुन उहाँहरूको दृष्टिकोण छ, त्यो दृष्टिकोणलाई चाहिँ कहिले कहीँ कतै जनताकामा गएर परीक्षण गरिएको, त्यसलाई टेस्ट गरिएको, त्यसका कारणले चाहिँ हो मत बढ्ने रहेछ भन्ने खालका त्यस्ता खालका अभ्यास हाम्रो राजनीतिक संस्कारमा छ त?
3: होइन होइन, त्यो जनतामा गएर उहाँहरूले त्यो गरेको पनि छैन। वास्तवमा अब त्यो के भनेदेखि चलिआएको कुरो, त्यो घोषणापत्र लेख्ने भनेकै चलिआएको कुरो, पहिले 48 सालले लेखाएको थियो, 51 सालले लेखाएको थियो, 56 सालले लेखाएको थियो, त्यसैको चाहिँ नि अब निरन्तरता हो यो है। अब यसको प्रभावकारिता कतिको छ भन्ने कुरो चाहिँ उहाँहरूले स्टडी गरे होला जस्तो मलाई लाग्दैन। तर भविष्यमा अहिलेको चुनावमा अहिले के छ भने, अहिले धेरै व्यावसायिक चाहिँ नि यो मूल्याङ्कन गर्ने मान्छेहरूलाई फर्महरूलाई लिएर आएर हिन्दुस्तानमा जुन प्रशान्त किशोरहरूले गरे, अब त्यत्रै ठुलो त होइन, त्यस्तो सानसानो चाहिँ नि अध्ययन गराउने, त्यो चाहिँ नि दलहरूले पनि विज्ञहरू राखेर अध्ययन गराउनु सुरु गरेका छन्, उहाँहरूलाई पनि रिपोर्ट पुग्दै होला घोषणापत्रको खास प्रभावकारिता हुनु भनेर। तर तैपनि त्यो अब अर्कोले लेख्छ नि, अब काङ्ग्रेसले चाहिँ नि नलेखे एमाले लेख्छ, एमाले नलेखे काङ्ग्रेसले लेख्छ, ऊभन्दा म किन पछि पर्ने, कुनै पनि फ्रन्टमा युद्धमा चाहिँ नि पछि पर्नुहुन्न भन्ने हिसाबले हो, त्यसको प्रभावकारिता हुन्छ भनेर होइन, लेखिदिएर के बिग्रिएर गर्ने होइन। भोलि अहिले भन्नु न, अहिले हिजो अस्ति तपाईँहरूले पनि दिएको सञ्चारको माध्यममा आएको विभिन्न घोषणापत्र, मैले त्यो सब इन्डिभिजुअल पढाए पनि छैन, हाइलाइट्सहरू हेर्दाखेरिमा कति त पुरानैको निरन्तरता कपी पेस्ट छ, किनकि पहिले भनेका कुरा र अहिले भनेका कुरा, त्यो पहिले भनेका कुरा पूर्ति भएको भए, पुरा भएको भए त अहिले त त्यो कुरा भन्नु पर्दैन थियो। त्यस कारणले त्यस्तै कुरा चाहिँ गरेर बिकाउ हुन्छ भन्नु भएको छ। त्यो चाहिँ नि त्यो त्यति हुन्छ।
1: अब यही कुरा अर्को कुरा जोड्नु पर्दाखेरि चाहिँ जस्तो अब चाहिँ आफ्नो पालामा अथवा घोषणा पत्रको कुरा गर्दाखेरि चुनावभन्दा अगाडि चाहिँ विभिन्न नाराहरू विभिन्न चाहिँ योजनाहरू चाहिँ तय गरिएका हुन्छन्, त्यही पार्टी चाहिँ पछि सत्तामा पुग्छ, तर अघि यहाँले भन्नुभएको जस्तो त्यो कारण हुन्छ त्यो अवधिमा, अनि फेरि अर्को चुनाव आउँछ अनि तिनै मुद्दा फेरि त्यही घोषणा पत्रमा फेरि त्यही यो चाहिँ प्रतिज्ञा पत्रमा वाचा पत्रमा फेरि त्यही कुरा रिपिट हुन्छ, यो नियति हामीले कहिलेसम्म भोग्न पर्ने?
3: अब यो सुधार हुँदै जान्छ, सुधार हुँदै जान्छ। उहाँहरूले पनि अब जब यो घोषणा पत्रको धेरै नै आलोचना हुन लाग्यो, हामी त जोकर भयौँ, कोही कुरा दोहोऱ्याएको छ अब सञ्चार माध्यमहरूले नि खोतलिएर 48 सालदेखिको चाहिँ अहिलेसम्मको उसलेर आएर हेर 48 नि यो पार्टीको यही नारा थियो, 51 नि थियो, 56 नि थियो, एउटा कुरा भएको छैन, अहिले फेरि त्यही दोहोऱ्याएको छ भन्न थालेपछि चाहिँ अब अलिकति ध्यान दिएर घोषणा पत्र बनाउँदाखेरिमा अलि नयाँ अप्रोच अलिकति अब आफूले गर्न नचाहेको कुराको लागि चाहिँ नि अलिकति चाहिँ त्यसको लागि चाहिँ के कारण के छ त्यो मुनासिब कारण छ भने त्यो बुझाएर अब त्यो कमजोरी सुधार गर्छौँ भने आउने यो क्रमिक रूपमा सुधार हुँदै जान्छ। अब त्यो निरपेक्ष रहेर जनताको चाहिँ नि त्यो प्रतिको धारणाबाट निरपेक्ष रहेर उही कुरो दोहोऱ्याइदिन्छ दलहरूले, त्यति त गर्दैन, हामी त्यति मूर्ख त छैन।
1: हजुर, हामी कुराकानीकै क्रममा छौँ, हामीसँग एकजना सहभागी टेलिफोनमा आइसक्नु भएको छ, उषा ढुङ्गाना अछामबाट आउनु भएको छ। उषाजी, यहाँलाई नेपाल चौतारीमा स्वागत छ।
4: हजुर नमस्कार, अनि अतिथिज्यूलाई पनि नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
4: मेरो प्रश्न चाहिँ यस प्रकार छ, नागरिकले निर्वाचनमा खेल्नुपर्ने भूमिका कस्तो हुनुपर्छ, आफ्नो भूमिका निर्वाह गर्न राजनीतिक दलहरूले कस्ता विषयहरू अङ्गालेका हुन्छन् र राजनीतिक संक्रमणकालको बेलामा मुलुकमा कस्ता चुनौतीहरू देखा पर्छन्, ती चुनौतीहरूलाई समाधान चाहिँ कसरी गर्न सकिन्छ? हस्
1: धन्यवाद। धन्यवाद उषा ढुङ्गाना हुन्थ्यो अछामबाट। हजुर जनेन्द्रजी,
3: अब राजनीतिक दलहरूको भूमिका भनेको चाहिँ के भनेदेखि अहिले के देखिएको छ भने यो खास चाहिँ अहिलेको चुनावमा एउटा ठुलो त्रुटि के देखिएको छ भने सबै मानिसले पनि चाहिँ नि यो मतदाताले पनि हामी कहाँ यो यो आफ्नो निर्वाचन क्षेत्रमा के प्रोजेक्ट ल्याउँछ, दुई चारवटा के ल्याउँछ त्यसको आधारमा मूल्याङ्कन भएको रहेछ कि मैले यसो हेरेँ। अब त्यो मान्छेले मैले यो विषयको कानुनमा चाहिँ यस्तो संशोधन हालेको छु, यो विषयको कानुन बन्न लागेको थियो मैले रोकेँ, यो विषयको कानुन चाहिँ मैले बनाउन पहल गरेँ भनेर चाहिँ नि देशको कानुन बनाउने उसको मुख्य हो, उसको चाहिँ नि त्यो त्यहाँ गएर सरकारलाई चाहिँ नि सही बाटो दिलाउने त्यो किसिमको चाहिँ एउटा चाहिँ दबावको चाहिँ भूमिका गर्ने माने सरकारको चाहिँ नि सरकारलाई उत्तरदायी बनाउने त्यो सांसदको कर्तव्य हो, त्यो कसैले पनि त्यो त्यो आधारमा मतदाताले पनि त्यही उसको मूल्याङ्कन गरेको मैले देखिनँ। त्यस कारणले चाहिँ के भनेदेखि अब यो यसलाई एउटा हाम्रो ठुलो चुनौती चाहिँ अब सबैले चुनाव जित्ने भने त बजेट अलिअलि लिएर गएर दुई चारवटा योजना छर्ने कनिका छर्ने देखाउने काम दुई चारवटा गर्ने भन्ने नै देखियो। त्यस कारणले चाहिँ के भनेदेखि अब दलहरूले चाहिँ यसलाई आफू अग्रसर भएर आफ्नो उम्मेदवारलाई चाहिँ यस विषयमा नि अलिकति प्रशिक्षित गर्नु पर्यो, मतदातालाई पनि मतदाता शिक्षा दिँदाखेरिमा निर्वाचन आयोग लगायत हरेकले सिभिल सोसाइटी समूहले तिनीहरूले चाहिँ नि यसले संसदमा गएर के भूमिका गर्यो भन्ने सोध भन्नु पर्यो जस्तो मलाई चाहिँ लाग्छ। अब राजनीतिक संक्रमण भने त अब संक्रमण त सधैँ चलिरहन्छ, संक्रमण एक किसिमले सिद्धियो भने नि भयो, अब शान्ति प्रक्रिया टुङ्गिया छैन भनेर संक्रमण नटुङ्गियो भन्ने कुरो नि भयो। तर चाहिँ मलाई चाहिँ अहिले सबभन्दा ठुलो बहिनी उषाजीको जवाफमा के लाग्यो भने अब हामीले तिमीले दलमा उसले कमसेकम कतिवटा चाहिँ नि त्यो समितिहरूमा गएर चाहिँ दलको के अरे उसको विषयमा कानुन बनाउने विषयमा के योगदान दियो भन्ने कुरो भन्नुपर्ने स्थिति नै निम्त्याउनुपर्छ।
1: हजुर, हामीसँग अर्का सहभागी हुनुहुन्छ, तिलक अधिकारी हुनुहुन्छ चितवनबाट। तिलकजी स्वागत छ नेपाल चौतारीमा।
5: हजुर नमस्कार।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
5: हजुर अतिथिजीलाई पनि मेरो नमस्कार। मेरो प्रश्न के छ भने अब यो अहिले अब चुनाव हुन गइरहेको छ मङ्सिर 4 गते, अब यो समानुपातिक भनेको के हो, समानुपातिकमा कस्ता कस्ता व्यक्तिहरूलाई उठाइन्छ र समानुपातिकको उद्देश्य के हो, खालि सांसद भवनमा गएर हो भन्ने ठाउँमा हो भन्नुहोस् होइन भन्ने ठाउँमा होइन भन्नुहोस् मात्रै भन्ने हो कि उनीहरूको उद्देश्य अरू के हो, यसको बारेमा प्रश्न पारिदिन्छु।
1: हस् धन्यवाद प्रश्नको लागि तिलक अधिकारीजी। हजुर जैनेन्द्रजी,
3: अब यो समानुपातिक चाहिँ वास्तवमा ठिक हो अहिलेको व्यवस्थामा, किनभने प्रत्यक्ष निर्वाचितको एउटा किसिमको चाहिँ नि एउटा निर्वाचन हार हुन्छ, समाज उनीहरू कस्तो मान्छे आउँछन् भन्ने कुरो चाहिँ प्रत्यक्ष जनताले दिएको मतबाट आउनुभयो, तर त्यसो गर्दाखेरिमा के भन्छ कमजोर सीमान्तिकृत पछि परेका वर्ग विपन्न र चाहिँ नि एउटा कमजोर वर्ग चाहिँ नि नआउने भए सधैँ एकै खालको चाहिँ एउटा चाहिँ एलाइट ग्रुपको चाहिँ नि चाहिँ एउटा संसदमा प्रतिनिधित्व हुने भयो अरूको नहुने भयो भन्ने कुरा र सत्तामा सधैँ उनीहरू मात्रै जाने भए भन्ने कुराले गर्दा समानुपातिक राखेको हाम्रो अनुभवले नै राखेको हो राख्नुपर्ने बाध्यता भएर राखेको हो तर दुर्भाग्यवश के हो भने दल

0: र अझ त्योभन्दा पनि नराम्रो त के भने परिवारको मान्छेले पनि हार्ने चुनाव प्रत्यक्ष निर्वाचनमा चाहिँ नि जित्न सक्ने सम्भावना नभएका पार्टीका ठुल्ठुला नेताहरूलाई ल्याउने अनि आफ्ना परिवारका मान्छे आफ्ना गुटका मान्छेलाई ल्याउने गरेर यसको चाहिँ अत्यधिक दुरुपयोग भएको छ। यो दुरुपयोगको सम्बन्धमा चाहिँ नि एउटा राष्ट्रिय स्तरमै चाहिँ अब एउटा चाहिँ बहस गरेर यसलाई कसरी सुधार गर्ने गर्नुपर्ने आवश्यकता भइसकेको छ।
1: हजुर, यहाँले भनिरहँदाखेरि चाहिँ जस्तो अब यो उनै मान्छे ल्याउने यसमा चाहिँ परिवारवादका कुरा कृपावादका कुरा लगायतका कुराहरूले गर्दाखेरि चाहिँ उही अनुहार पटक पटक दोहोरिरहने होइन, प्रजातन्त्र आए पछाडिका कुरा गर्ने हो भने एउटै व्यक्ति चाहिँ पटक पटक दोहोरिरहने धेरै पटक दोहोरिरहने भएको भएर चाहिँ अब चाहिँ अब अहिले जनताले अलिक फरक तरिकाले चाहिँ आफ्ना सार्वजनिक अभिव्यक्तिहरू दिन थालेका छन्। यो अवस्था चाहिँ यही कारणले भएको हो, वितृष्णाको अलिकति हामी चाहिँ मतदाताको वितृष्णाको कुरा गर्छौँ, आम सर्वसाधारणलाई वितृष्णा चाहिँ त्यही कारणले अगाडि भइरहेको बढिरहेको हो भन्ने कुरालाई हामीले भन्न सक्छौँ।
0: यो एउटा कारण हो, वितृष्णाका धेरै कारण छन्। वितृष्णाका कारण सरकारमा गएर सुशासन दिन नसक्नु, भ्रष्टाचार बढ्नु, राजनीतिक स्थिरता नहुनु, अनि सधैँ एउटाबाट फुटेर सत्ताको लागि फुटेर दलहरू फुटेर दलहरूको चाहिँ एलाइनमेन्ट छुट्टा छुट्टै चाहिँ नि गठबन्धनहरू बन्नु, झगडा गर्नु, आपसमा चाहिँ नि झगडा गर्नु, राष्ट्र निर्माणको भन्दा दलको गुटको व्यक्तिको परिवारको नेताका व्यक्ति परिवारको चिन्ता बढी लिनु, यी धेरै कुरा छन्। तर यो समानुपातिकको दुरुपयोग पनि एउटा त्यस्तै चाहिँ एउटा चाहिँ के भने कुप्रवृत्ति हो, जुन जसले वितृष्णा जगाएको छ अहिले चाहिँ नि राजनीतिप्रति, त्यसमा यसको पनि एउटा केही योगदान छ। यो मात्रै हो,
1: त्यही भएर पछिल्लो समय चाहिँ जस्तो नोट नो नट अगेन अथवा
0: अझ चाहिँ नि अझ अघि मैले भन्नु छुटेको छ, अझ अहिले त बिक्री पनि भएको छ। तपाईँले समानुपातिक हेर्नुभयो भने चाहिँ नि त्यो समानुपातिकमा आउनुपर्ने नभइकन एकदम धनाढ्य मानिसहरू चाहिँ व्यापारिक घराना समूहका मान्छेलाई चाहिँ नि दलहरूले प्रमुख दलहरूले बिक्री पनि गरेका छन्। त्यो थुप्रो पैसा चाहिँ लिएर चाहिँ के भने चाहिँ चन्दा लिएर डोनेसन लिएर त्यसका मान्छेलाई चाहिँ नि अब हुन्छ नि एउटा चाहिँ धनाढ्य भए चाहिँ के हुन्छ, पैसा छ तर सामाजिक प्रतिष्ठा पनि चाहियो, राजनैतिक पहुँच पनि चाहियो, राजनैतिक शक्ति पनि चाहियो भनेर चाहिँ त्यस्ता मान्छेलाई चाहिँ समानुपातिकमा ल्याउनु पनि गरेको छ। विकृतिको त कुरा गरेर साध्य छ।
1: हामी यसमा थप चर्चा गर्छौँ, हामीसँग अनमोल खत्री हुनुहुन्छ बागलुङबाट। अनमोलजी स्वागत छ यहाँलाई नेपाल चौतारीमा।
2: हजुर नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
2: हाम्रो अतिथिज्यूलाई पनि नमस्कार।
0: नमस्कार,
2: मेरो प्रश्न के छ भन्दा यो जुन अहिले दलहरूले जुन अहिले गठबन्धनहरू गरिरहेको छन् यसले गर्दा पनि जनतामा ऊ जनतामा यो जुन अब गठबन्धन गरेर जाँदा र जानु र एक्लै जानुमा त धेरै फरक छ। र यो जुन जनताले लोकतन्त्रको सुन्दर पक्ष यो निर्वाचन पनि हो, र यो निर्वाचनबाट जनताले आफ्नो आफूलाई मन परेको राजनीतिक दल र उम्मेद्वारलाई मतदान गर्न पाउने एउटा जनताको एउटा अधिकार पनि हो। र त्यो त्यसमा जनताले एउटा गठबन्धन गरेर गठबन्धन गर्नुमा गरेर जानुमा र नजाने नगरेर जानुमा तपाईँले कतिको जाज लाग्छ, गठबन्धन ठिक हो या होइन, यो गठबन्धनको के औचित्य छ, यसको बारेमा यसको प्रश्न पारिदिनुहोस् त।
1: हस्, धन्यवाद। अनमोल खत्री हुनुहुन्थ्यो बागलुङबाट।
0: हजुर अनमोलजी, अब यसमा चाहिँ के भनेदेखि गठबन्धन चाहिँ अब यो परिस्थितिको बाध्यता हो। अहिले अब त यो प्रत्यक्ष अहिले यो समानुपातिकपट्टि 40% चाहिँ सिट ल्याउने कारणले त्यसबाट चाहिँ गर्दाखेरि के हुँदो रहेछ भने प्रत्यक्ष जस्तो सबैको प्रत्यक्ष निर्वाचनमा प्रणाली मात्रै भएको जस्तो चाहिँ पूर्ण बहुमत एउटा दलको आउन लगभग असम्भव हुँदो रहेछ। अब असम्भवै त भन्दिनँ, तर अहिलेको स्थिति हेर्दा नेपालमा अब त्यो धेरै वर्षसम्म अब चुनावमा त्यो आउँदैन। अब त्यसले गर्दाखेरिमा विभिन्न एउटा मात्रै प्रमुख दल, दुईटा प्रमुख दल एमाले र काङ्ग्रेसले आफ्नो मतका आधारमा बनाउन नसक्ने भएपछि अरू विभिन्न दलको गठबन्धन गर्नु खोज्नु स्वाभाविकै हो। त्यसपछि चाहिँ के भनेदेखि चाहिँ एउटा त्यो परिस्थितिको बाध्यता हो, संविधानले सिर्जना गराएको, परिस्थितिले सिर्जना गराएको, समयले सिर्जना गराएको बाध्यता भएको छ, भविष्यको बाध्यता हो। त्यो भोलि चुनाव भएपछि पनि त स्थिर सरकार त दिनु पर्यो, सकभर त एउटा त्यो बाध्यता हो। एउटा चाहिँ हिजोको कारणले गठबन्धन भएको, हिजो चाहिँ जसरी चाहिँ नेकपा एमालेको सरकार हुँदाखेरिमा अब त्यो तत्कालीन प्रधानमन्त्री के अरे केपी शर्मा ओलीको चाहिँ एउटा अत्यन्त स्वेच्छाचारी र असंवैधानिक कदमहरू, संसद नै दुपटक विघटन गर्ने आफ्नो राजनीतिक स्वार्थ आफ्नो सत्ता स्वार्थको लागि गर्ने उहाँले गर्नुभयो र त्यसको विषयमा आफ्नै विषय आफ्नै पार्टीभित्र पनि धेरै विरोध भयो, आफ्नो पार्टीलाई मिलाएर लान सक्नु भएन र आफ्नो पार्टीका पनि अरू नेताहरूको पनि महत्वाकांक्षा पनि त्यसमा दोषी छ। ओलीजी

0: दोषी हुनुहुन्न, अरू नेताहरूले पनि पावर सेयरिङ खोजे, जुन उहाँले दिन चाहनु भएन, त्यो आफ्नो पार्टीलाई त्यो अर्डरमा राख्नु नसकेको, आफ्नो घर झगडा मिलाउनु नसकेको कारणले पनि बनेको हो। र त्यसपछि नेपाली काङ्ग्रेस चाहिँ जुन आयो त्यो चाहिँ बसिरहेको थियो, त प्रतिपक्ष भनेर उसलाई चाहिँ यसरी म सत्तामा आउँछु भन्ने छैन किन, कमसेकम यो निर्वाचन अवधि भरि तर उसलाई चाहिँ नि ल्याइयो, अब सत्ता भनेपछि किन छोड्ने, शेरबहादुर पनि त फेरि सत्ताको चाहिँ त्यत्तिकै सत्ता पिपासु नै मान्छे हुनुहुन्छ, त्यस कारणले उहाँलाई चाहिँ चिठा पर्यो। यसरी चाहिँ के भने एउटा परिस्थितिले, हिजोको परिस्थिति लिएर पनि र भोलिको परिस्थिति कस्तो आउँछ भन्नेले पनि यो बाध्य गराएको चिज हो। अब यो गठबन्धनको राम्रो पक्ष पनि छ, हेर्नुहोस् म नराम्रो पक्ष मात्र भन्दिनँ, नराम्रो पक्ष चाहिँ के छ भन्नुहुन्छ भनेदेखि विभिन्न यो चाहिँ यो सिद्धान्त विचार एउटा स्पेस एउटा पोलिटिकल स्पेस हुन्छ नि, राजनीतिक स्थान र त्यसको पहिचान पृष्ठभूमि केही पनि नमिल्ने स्ट्रक्चर
1: दुर्वै नमिल्ने दुर्वै नमिल्ने दुईटा पार्टी
0: केही पनि नमिल्ने दलहरूको सिद्धान्त गठबन्धन कति चाहिँ टिकाउ होला, यो चाहिँ भोलि टिमवर्क भएर यसले कतिको सरकार बनाउन सक्ला के, त्यस कारण कमन मिनिमम प्रोग्राममा न्यूनतम साझा कार्यक्रममा नीतिमा उद्देश्यमा कार्यक्रममा विचारमा एक भएको दलहरूको भइदिए ठिक हुन्थ्यो, त्यस्तो नभइकन यो विभिन्न किसिमको चाहिने दलहरूको भएको हुनाले विपरीत ध्रुवका दलहरूको चाहिने गठबन्धन भएको हुनाले यसको टिकाउ हुने लक्षण देखिँदैन। र अर्कोतिर गठबन्धनकै विरोधमा छु म भनेर गठबन्धन संस्कृतिकै विरोधमा रहेका केपी ओलीज्यूले पनि अन्त्यमा गएर गठबन्धन नभने तापनि तालमेल भने तापनि जुन व्यापक किसिमको जसपासँग र राप्रपासँग व्यापक किसिमको तालमेल गर्नुभएको छ त्यो बेमेल तालमेल नै हो, त्यसमा चाहिँ उहाँहरूको एजेन्डा मिलेको देखिँदैन। अब एजेन्डा मिलाउँदै लानुहुन्छ कि थाहा छैन, त्यो पनि गाह्रै छ, त्यसको त्यो त्यो एजेन्डा मिलाउँदै लानलाई जुन एउटा कोर्स एउटा भनिएको छ एक्टरले दक्षिणपन्थी कोर्समा गएको छ त्यो गर्नलाई पनि नेकपा एमालेभित्र पनि मात्रै के हुनु पर्यो, राप्रपाभित्र पनि हुनु पर्यो, जसपाको त एउटा क्षेत्रीय पार्टी उसको एजेन्डा नै फरक छ, कसरी यो तालमेल समन्वय हुन्छ भन्न सकिँदैन। त्यस कारणले एउटा त यो बेमेलको गठबन्धन भएको हुनाले त्यति राम्रो भएन गठबन्धन बाध्यता भए पनि। अब अर्को चाहिँ के भनेदेखि चाहिँ जुन तपाईँले भन्नुभयो यो गठबन्धनका कारण आफूले स्वतन्त्र मत दिन मान्छेले पाएनन् मतदाताले, म एउटा पार्टीलाई दिन चाहन्छु, म एक किसिम उम्मेदवारलाई दिन चाहन्छु तर त्यो उम्मेदवारै छैन, त्यो पार्टीको त्यहाँ उम्मेदवारै छैन, मैले दिन नचाहेको दलको उम्मेदवार छ जोसँग गठबन्धन गर्ने र मैले दिन चाहेको दल त्यहाँ आएकै छैन भन्दाखेरिमा त्यो एउटा चाहिने मतदाताको चाहिने एउटा एक किसिमको चाहिने अधिकार हरण भएको छ र त्यसले पनि भोलि व्यापक चाहिँ के भनेदेखि असन्तुष्टि जन्माएर गठबन्धन असफल हुने अथवा चाहिँ गठबन्धनलाई स्थानीय मतदाता स्थानीय कार्यकर्ताको सहयोग नहुने भएर गठबन्धनमा चाहिँ केही असफल पुर्याउने हो कि भन्ने शङ्का उब्जिएको देखिन्छ, त्यो आफ्नो ठाउँमा त्यो छँदैछ त्यो। त्यस कारणले यसको राम्रो नराम्रो पक्ष, अब राम्रो पक्ष चाहिँ म के देख्छु भने सबैले आलोचना मात्र गरिरहेको छ हेर्नु गठबन्धन, म चाहिँ आलोचना नै गरेँ अघि मैले, तर म चाहिँ एउटा राम्रो पक्ष के देख्छु भने मैले मेरो आर्टिकल पनि आउँदै थिएँ एक दुई दिनमा यही विषयमा एउटा राष्ट्रिय दैनिकमा। अब त्यो के भन्दाखेरिमा यो नेपालको हाम्रो दुर्भाग्य नै यो 47 सालमा प्रजातन्त्र आदि के भने दुईटा प्रमुख दल काङ्ग्रेस र एमालेको एकको एकले अर्कोलाई सिद्ध्याउने एकले अर्कोलाई
1: अस्तित्व स्वीकार नगर्ने
0: अस्तित्व जिरो सम मेन्टालिटी हुन्छ नि, एउटा अर्काको अवसानमा मात्रै मेरो उन्नति छ मेरो अस्तित्व छ भनेर देख्ने, त्यसले गर्दाखेरिमा हरेक क्षेत्रमा चाहिने एउटा पार्टीकरण राजनीतिकरण गरेर खडा गर्ने यो देखिएको थियो। कथित सिद्धान्त कथित वादका आधारमा पनि दलहरू टुक्रा टुक्रा भएका थिए, अब यस कारणले चाहिँ के भनेदेखि एकले अर्कालाई शत्रु घोषित गरेका थिए, खास गरी कम्युनिस्टहरूले अरू दललाई बुर्जुवा दल भनेर शत्रु घोषित गर्छन्, आज हेर्नुहोस् त त्यही शत्रु घोषित गरेर दलसँग
1: गठबन्धनमा अहिले
0: हिजोको आफ्नो मित्र शक्ति आफ्नै पार्टीसँग लडिरहेको, त्यस कारणले चाहिँ के भन्यो त्यो जुन नेपालको राजनीतिमा जुन राजनीतिक विभाजन तिक्तताको स्थिति थियो त्यो जेरोसम गेम जुन खेलिएको थियो र त्यो नै हाम्रो राष्ट्रिय समस्या थियो धेरै वर्षसम्म देशमा, अहिले चाहिँ नि यो गठबन्धनले गरेर गठबन्धनको संस्कृति गरेर त्यसमा सुधार आएको छ, एकले अर्कोलाई बुझ्ने एकले अर्कोसँग सहकार्य गर्ने संवाद गर्ने एउटा उसुर भएको छ। अब यसलाई चाहिँ के भने भोलि यो गठबन्धनकै कारणबाट गठबन्धनकै संक्रमणबाट भोलि मुद्दामा आधारित राजनीति गर्ने वादमा विचारमा एकअर्काको अवसानमा होइन कि एकअर्काकोसँग विपरीत विचारको आधारमा होइन कि मुद्दाको आधारमा कार्यक्रमको आधारमा एलाइनमेन्टहरू बन्ने सरकार बन्ने सरकार टुक्रिने भयो भने त्यो त एउटा राम्रै हो, त्यस कारणले भविष्यमा त्यसो हुन्छ कि आशु गरौँ।
1: हजुर, हामीसँग दुईजना सहभागी टेलिफोनमा हुनुहुन्छ, बरमराज कामी हुनुहुन्छ जुम्लाबाट। हजुर बरमजी, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
2: धन्यवाद अतिथिज्यूलाई पनि, नमस्कार।
1: हजुर, यहाँको प्रश्न विचार के छ राखिदिनुहोस्।
2: यो मैले दुईटा प्रश्न राख्न खोजिरहेको छु अतिथिज्यूसँग।
1: हजुर, छोटोमा राखौँ।
2: नेपालको राजनीति परिवेशमा चुनावको समयमा आचार संहिता मिचेर चुनाव प्रस्थान गर्छन् दलहरूले, कारवाही हुँदैन किन? र समानुपातिकमा विपन्न सीमान्तकृत समुदाय पर्नुपर्ने हो, तर पैसौवाल मात्रै सिफारिस हुन्छन्, विपन्न समुदाय नेतृत्वमा पुग्दैनन् किन? विपन्न समुदाय के भोट बैङ्कको रूपमा मात्रै प्रयोग हुने हुन्छ निर्वाचनमा?
1: हस्, धन्यवाद प्रश्नको लागि। अर्को एकजना सहभागीको पनि म प्रश्न लिन्छु, निशान थापा हुनुहुन्छ दैलेखबाट। निशानजी स्वागत छ यहाँलाई नेपाल चौतारीमा।
3: नमस्कार, आजको अतिथिलाई पनि नमस्कार।
1: हजुर, तपाईँको प्रश्न के छ राखिदिनुहोस्।
3: मेरो प्रश्न चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ मतदाताहरू चाहिँ मतदान गर्न जान पनि नरुचाउने उम्मेदवार भएका व्यक्तिहरूले, उनका पहुँचका व्यक्तिहरूलाई उनीहरूले जबरजस्ती गरेर भोट हाल्न लिने गर्छन्। मतदाताहरू पहिले सोचाइ के छ भन्दाखेरि चाहिँ उनीहरू जुन उठे पनि, जसलाई जिताए पनि, जसले पनि विकास गर्दैन, बरु भोटै किन हाल्नु भनेर उनीहरूको सोचाइ भयो। भोटै हाल्न नजाँदा पनि के फरक पर्छ भनेर मतदाताहरूको पनि सोचाइ भइरहेको छ, यो चाहिँ किन होला भन्ने रहेको छ।
1: हस्, धन्यवाद। निशान थापा हुनुहुन्थ्यो दैलेखबाट। हजुर जैनेन्द्रजी, दुईजनाले प्रश्न राख्नुभयो।
0: अब पहिले बरमजीको प्रश्नमा जाउँ हगि। आचार संहिताको कुरो चाहिँ अब अहिले अलिकति सक्रियता देखाएको छ निर्वाचन आयोगले, त्यस कारणले चाहिँ अब त्यो आचार संहिताको लागि गरेको चाहिँ ठिकै छ। तर निर्वाचन आयोगको काम एउटा के पनि हो भनेदेखि हामीले के बुझिदिनुपर्छ भने, अब उम्मेदवारहरूले अब 100% पर्फेक्ट त हेर्नुहोस् कोही पनि हुँदैन, त्यसमा एक एक सानोतिनो आचार संहिता पनि पालना गरेको त सायद कसैले पनि छैन होला, तपाईँको जुलुस निकाल्नेदेखि हरेक कुरामा। तर निर्वाचन आयोगको काम तिनीहरू सबैलाई बदर गर्दै हिँड्यो भने भोलि त एउटा पनि उम्मेदवार मैदानमा हुन्छ चुनाव पनि। त्यस कारण उसको उद्देश्य भनेको चुनाव गराउने हो, चुनाव सफलतापूर्वक सम्पन्न गराउने। ठुलो स्केलको धाँधली चाहिँ हुन दिनु भएन, ठुलो स्केलको आचार संहिता ठुलो परिमाणको चाहिँ हुन दिनु भएन, गम्भीर परिमाणको हुन दिनु भएन। तर अब सानसानो कुरामा चाहिँ सचेत गराउने, एउटा स्पष्टीकरण सोध्ने गरेर उनीहरूलाई पनि त्यसमा चाहिँ अलिकति चनाखो बनाइराख्ने, सचेत गराइराख्ने, सतर्क गराइराख्ने गर्दा ठिकै हुन्छ जस्तो मेरो चाहिँ व्यक्तिको त्यो छ। त्यसमा अहिले त सक्रियता पनि बढाएको देखिन्छ। अब अर्को चाहिँ के भन्यो भने, अब फेरि अर्कोतिर के छ भने त्यो सक्रियताका आधारमा कसैलाई काखै काखा पाखा गरिरहेको छ कि भन्ने चार पनि आउँछ, त्यसबाट अलिक मुक्त भएर उसले चाहिँ आफ्नो सक्रियता बढाए पनि राम्रै हुन्छ। अर्को चाहिँ समानुपातिको बरमराजीले सोधेको मलाई चाहिँ त्यो विषयमा अघि अरूको प्रश्नकर्ताको विषयमा जवाफ दिँदा पनि धेरै कुरा गइसकेको छ। समानुपातिक बाध्यता हो गर्नुपर्ने, र त्यो किन भनेदेखि अल्पसङ्ख्यक सीमान्तकृत समुदाय, गरिब विपन्न समुदायलाई चाहिँ उनीहरूको प्रतिनिधित्व होस् संसदमा भन्ने, उनीहरूको पहुँच बढोस् भन्ने, उनीहरूको चाहिँ सशक्तिकरण होस् भन्ने कारणले गरे हो। तर त्यसको चाहिँ त्यसैका त्यस्तै समुदायको मान्छे ल्याउँदा पनि त्यो चाहिँ नि इलाइट ग्रुप, सधैँका एक थरी, सधैँ एउटै परिवार, एउटै मान्छे, एउटै अनुहारलाई ल्याउने, त्यो चाहिँ त्यसै मध्येको पनि एउटा तर्मारा वर्गले मात्रै मोज गर्ने एउटा त्यो देखियो भनेदेखि, अब अहिले त साहु महाजनलाई बिक्री गर्नेदेखि नै र परा आफ्नो परिवार, आफ्नो गुट, आफ्नो दलको मान्छेको चाहिँ जस्तै ल्याउनै नपर्ने, चुनाव हार्ने बुढाखाडालाई यतातिर ल्याएर विश्राम गराउने, संसदमा चाहिँ आउनुपर्ने, चुनाव लड्न नसक्ने त्यस्ता किसिमका नेतालाई ल्याउनु पर्नेदेखि, यो विकृतिमा तपाईँ हामी सबै मिलेर चनाखो बनाइरहनुपर्छ। जहाँ चाहिँ निशान थापाको कुरा छ, मतदाताहरू मत दिनै जान चाहन्छन्, किन भोट हाल्ने भन्छन्, किनभने गति
1: भोट हाले पनि के फरक पर्छ र विकासका कुरा हुन्छन्, विकासै हुँदैन भने जस्तो नेता पनि हामीले पाउँदैनौँ। पटक पटक एउटै अनुहार दोहोरिरहन्छन्, पुराना अनुहार दोहोरिरहन्छन् भन्ने कुराहरू पनि जोडिन्छन् अहिले यही प्रश्नसँगै जोड्दाखेरि।
0: अहिलेको मुख्य समस्या नै अहिले त्यही हो। अब अहिले चाहिँ के भनेदेखि मान्छेहरू चाहिँ नि ती अनुहारलाई धेरैचोटि पटक पटक हेरे तर उनीहरूको कार्यशैली परिवर्तन भएन, उनीहरूको कार्य सम्पादन राम्रो देखिएन, उनीहरूले जनहितमा देशहितमा काम गरेको देखिएन, केही केहीले आफ्नो कन्स्टिट्युएन्सी आफ्नो निर्वाचन क्षेत्रमा योजनाहरू लगाएर कन्स्टिट्युएन्सी नरिसिङ भन्छन् नि त्यसलाई आफ्नो निर्वाचन क्षेत्रमा अलि सिँचाइ गर्ने, अलिकति केही उमार्ने, त्यो भोटको लागि त्यो गरेका होलान्, र त्यसैलाई विकास मान्ने हो भने बेग्लै कुरो होइन भने देशहितको लागि पछिसम्म हेरेर ठुलो राष्ट्रिय परिवेशमा काम राम्रो काम गर्ने गरिने उम्मेदवारी त गर्ने कुरै भएन। दलहरूले उम्मेदवारहरूको सङ्घ सङ्गठन भएको दलहरूले सरकार दलको सरकारले पनि गरेको छैन, त्यस कारणले जनतामा व्यापक वितृष्णा छ, त्यो कुरोलाई चाहिँ अब सम्बोधन गर्दै नै हुनुपर्छ।
1: हजुर, हामीसँग अर्का सहभागी हुनुहुन्छ अन्तिम सहभागी आजको कार्यक्रमको लागि, सुरेश चुनारा हुनुहुन्छ बैतडीबाट। सुरेश जी, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
4: हजुर नमस्ते। हजुर म लिनु अनि अतिथिलाई पनि नमस्ते। मेरो प्रश्न के छ भन्दाखेरि होइन, नेपालको राजनीतिक दलका नेताहरूले होइन स्वतन्त्र भएर अब जनताहरूको लागि केही हित हुनुको लागि काम गर्नु भन्दा नि आफ्नो पैसामा बिक्ने गर्छन् त, किन बिक्छन् र जनताहरू र स्वतन्त्र भएर आफ्नो मत प्रदान र मत प्रतिकारमा होइन आफूले स्वतन्त्र पैसाको लाभ लोट्न नलागेकन आफूले आफ्नो ध्यानपूर्वक किन मत मतदान गर्दैनन् भन्न चाहन्छु है। हस् थ्याङ्क यू।
1: हस् धन्यवाद।
0: स्वतन्त्र के अरे, उहाँको के थियो अरे आनन्दले, स्वतन्त्रले अलिअलि मनिवेश पाइने स्वतन्त्र
1: राजनीतिक दलको कुरा गरिरहनु भएको थियो उहाँले, स्वतन्त्र भएर जनताले किन भोट हाल्न पाउँदैनन् भन्ने आशयको उहाँको प्रश्न थियो।
0: ए त्यही होला, अघि मैले भने नि त्यो राजनीतिक दललाई फलानु राजनीतिक दललाई हाल्छु फलानु उम्मेद्वारलाई हाल्छु भन्ने सोचै अलिक गठबन्धनको कारणले त्यो आफूले रोजेको राजनीतिक दलको उम्मेदवारै त्यहाँ नहुने एउटा स्थिति नै गठबन्धनको अलिकति चाहिँ मतदाताको अधिकार केही न केही यसले कुण्ठित गरेकै हो। अब जसले जे भने पनि हामी कहाँ एउटा ब्रान्डिङ त छँदैछ, काङ्ग्रेस एमाले भन्ने माओवादी राप्रपा भन्ने पुरानो ठुलो दलहरूको क्षेत्रीय दलहरूमा मधेस केन्द्रित दलहरूको त्यो ब्रान्डिङ त छँदैछ, र उनीहरूको गठबन्धनका कारणले त्यो जुन उम्मेदवारले त्यहाँ दिन चाहेको उसले हाल्न पाउने किसिमको दलको त्यहाँ उम्मेदवारै नभयो भने एउटा त्यो छ। अर्को चाहिँ स्वतन्त्रको हकमा चाहिँ के भने, यदि स्वतन्त्र लक्षित प्रश्न हो भने, अब स्वतन्त्रहरू अस्ति स्थानीय चुनावमा दुई तिन ठाउँमा, खास गरी तिन ठाउँमा, काठमाडौँ धरान्द्र चाहिँ के भनेदेखि
1: धनगढीमा
0: आउनुभयो, उहाँहरूको काम पनि अहिलेसम्म ठिकै देखिहाल्छ, कहिले कहीँ अलिकति अनुभवहीन अलिकति अलिअलि देखिन्छ तर राम्रै छ। तर चाहिँ के भनेदेखि अब यो त्यो छुट्टै पाटो भयो, अहिले स्थानीय निर्वाचन भनेको चाहिँ दल बेगरै लड्नु राम्रो हुने कुरा हो, त्यता टेक्न त अलिकति विषयान्तर हुन्छ। तर चाहिँ के भनेदेखि उहाँहरू स्वतन्त्र आएको ठिक छ, तर चाहिँ अब यो संसदमा चाहिँ के छैन, स्वतन्त्र आउनु त राम्रो हो, आएको दुई चारजना राम्रो हो, किनभनेदेखि संसदको हामीले के उद्देश्य बुझ्नु पर्यो भने त्यहाँ त सरकार बनाउने, सरकार ढला ढाल्ने,
1: पक्ष प्रतिपक्ष
0: ऐन कानुन बनाउने, राष्ट्रिय समस्याहरूमा राष्ट्रिय नीतिहरूमा परराष्ट्र नीति, विदेश नीति, रक्षा नीति, सुरक्षा नीति बनाउने ठाउँ हो त्यो। त्यसको भूमिका चाहिँ स्थानीय निकायको भनेको त स्थानीय विकास निर्माणका काम गर्ने हो, स्थानीय जनतालाई डेलिभरी दिने हो स्थानीयको, त्यसमा त्यो फरक छ। अब स्वतन्त्र चाहिँ जुन अहिले आइराखेको छ त्यो चाहिँ नि संसदमा आउँदा के राम्रो हुन्छ भने, एउटा राम्रो स्वतन्त्र साँच्चीकै स्वतन्त्र मान्छे आयो भने भोलि त्यसले दलको हिप लाग्दैन, उसले राष्ट्रका समस्याहरूमा निर्भीक भएर आफ्नो कुरा चाहिँ सदन समक्ष राख्नु गर्छ, उसले एउटा ठुलो दबाव समूहको काम गर्छ जुन अरू दलले गर्दैनन्, अरू दलले किन गर्दैनन् भने उनीहरूलाई दलको हित लाग्छ, दलको दलको एजेन्डा भन्दा बाहिर गएर बोल्दैनन्। तर स्वतन्त्रले गएर त्यहाँ एउटा सशक्त रूपले त्यहाँ राष्ट्रको एजेन्डा, राष्ट्रको एउटा विवेक, राष्ट्रको कन्साइन्सलाई उनीहरूले बाणी दिए बोले भनेदेखि त्यो राम्रो हुन्छ। त्यस्तो दुई चारजना आयो भने त सदन चाहिँ एउटा चाहिँ एकदम सदनको गरिमा नि बढ्छ, त्यो हिसाबले जनताको प्रतिनिधि, जनताको सिभिल सोसाइटीको प्रतिनिधि, जनता देशको विवेकको चाहिँ नि आवाज भएर आयो राम्रो हो, अरूले गर्न सकेका उनीहरूले गर्छन्, तर उनीहरू नै आएर सत्ता टिकाउने, सत्ता बनाउने, उनीहरूले चाहिँ नि सरकार बनाउने भन्ने त्यो केही सङ्ख्यामा आएको स्वतन्त्रबाट हुँदैन, त्यो किसिमको डेलिभरी चाहिँ उनीहरूबाट चाहिँ हामीले एक्सपेक्ट गर्नु नि हुँदैन र त्यो सम्भव कुरो पनि होइन। नि धेरै मान्छेमा अहिले भ्रम के छ भने स्वतन्त्र आयो भने राम्रो हुन्छ भने एकजना स्वतन्त्र, दुईजना, तिनजना, चारजना, पाँचजना, दसजना गएर के भएको, फेरि स्वतन्त्र भनेर त एउटा ब्लक भएर त्यो आफै दल जस्तो भएर सरकार गिराउने र बनाउनेमा लाग्नु भएन, त्यहाँ त दसवटाले त दस किसिमको ओपिनियन दिइरहेको हुन्छन् जसले पनि जनताको आवाज बोलिरहेको हुन्छन्। त्यस कारणले स्वतन्त्रको चाहिँ आवश्यकता पनि छ, अपरिहार्यता पनि छ, तर सीमा पनि छ, सीमितता पनि छ।
1: अब जस्तो अब यो अहिले राजनीतिक दलहरूमा चाहिँ पछिल्लो समय चाहिँ हुन्छ नि अब जनतामा पनि अब यो अहिले चर्चा हुने गरेको चाहिँ राजनीतिक दलमा चाहिँ अब युवा नेतृत्व हुनुपर्छ, युवा वर्गको चाहिँ युवा वर्गले नेतृत्व लिनुपर्छ, पुराना र चाहिँ अब वृद्ध भनेर भनिएको चाहिँ उम्मेद्वारहरू चाहिँ अब दोहोरिनु हुँदैन भन्ने कुरा आइरहेछ। सबै पार्टीमा चाहिँ युवा मात्रै भयो भने, युवाले मात्रै चाहिँ पार्टी हाँके भने चाहिँ हामीले सोचे जस्तो राजनीतिक संस्कार बन्छ भन्ने प्रश्न पनि छ अहिले।
0: अब यसो युवा हुँदैमा आफैमा त्यो हुने त होइन, तर चाहिँ किन उनीहरू चाहिँ नि बेटर हुन्छन् वृद्ध नेताहरू भएन भन्दाखेरि, एउटा वृद्ध भएर 30-40 वर्ष सत्तामा बसेको मान्छेले हिजो 30 वर्षमा गर्न सकेको र भोलि के गर्ला भन्ने त्यो प्रश्न आफ्नो ठाउँमा छँदैछ नि। मान्छेले 70 वर्ष उमेर आफ्नो बानी कार्यशैली बुद्धि परिवर्तन गर्न सक्छ र सक्दैन, त्यस कारणले उहाँहरूलाई मौका दिएर फेरि हिजोको 30 वर्ष जस्तै त्यहाँदेखि फेरि नदोरियोस् भन्नु त्यो ठिक हो। त्यस कारणले पुस्तान्तरण हुनैपर्छ। अब उहाँहरूको शारीरिक अब भन्नुहोस् न एउटा शेरबहादुरजीकै अब 5 चोटि 6 चोटि प्रधानमन्त्री हुने उसमा हुनुहुन्छ, तर उहाँले हेर्नुहोस् त थकित देखिनुहुन्छ हिँडेको पनि। अब त्यो शरीरले पनि साथ दिँदैन मान्छेलाई, अनि त्यसपछि नयाँ कुरो उसले सिक्ने भन्ने त्यो वृद्धावस्थामा हुँदैन। नयाँ जाँदाखेरि पनि के हुन्छ भने आजको युवाको आजको पुस्ताको उसले प्रतिनिधित्व गर्छ, नयाँ कुरो ग्रहण गर्छ, नयाँ कुरो सिक्छ, नयाँ कुरो देखेको हुन्छ, नयाँ ढङ्गले सोध्छ, नयाँ ढङ्गले एनालिसिस गर्छ, उसमा ऊर्जा हुन्छ, उसमा सक्रियता हुन्छ, होइन। त्यस कारणले चाहिँ त्यस्तो मान्छे भनौँ न काङ्ग्रेसै भित्रको अहिले हामी शेरबहादुरको नाम लिएँ, त्यस्तै गगन र विश्वप्रकाश हेर्नुहोस् त उनीहरूको सर्वथा फरक पाउनुहुन्न तपाईँले, त्यस कारण त्यो हुनै पर्ने हो। अब त दुर्भाग्य के छ भन्दा होइन त्यही शेरबहादुर पार्टीभित्र बलियो हुनु सरकारको रूपमा कति उहाँ कार्य सम्पादनमा सहज सक्षम हुनुहुन्छ त्यो हामीले देखेकै कुरा हो। अब जति चाहिँ बाहिर अनपपुलर भए तापनि जति पुरानै ढर्राको सरकार चलाए तापनि पार्टीभित्र त उहीँ बलियो हुनुहुँदो रहेछ। शेखर कोइरालाहरूको समूहले पनि त्यसलाई केही गर्न सकेन भन्दाखेरिमा
1: अरू पार्टीमा पनि त्यही छ संस्कृति।
0: अरे अब त्यो त काङ्ग्रेसको त अझ लुज अझ धेरै आन्तरिक लोकतन्त्र छ भन्नुहोस् न, त्यहाँ बोल्ने वातावरण उदार पार्टी भावनाले सबै कुरो छ। अब शेरबहादुरको अगेन्स्टमा उम्मेदवारी नै दिन्छु भन्दा पनि गगनलाई केही भएको छैन, अझ उनी झन्झन चाहिने सक्रिय सशक्त हुँदै आइरहेको देखिन्छ।
1: हजुर जयन्त, अब हामी कार्यक्रमको अन्तिममा छौँ, जस्तै यहाँलाई म एकदम छोटोमा आफ्नो विचार राख्दिएँ, हामी चाहिँ आजको चाहिँ अलिकति वितृष्णा यो उम्मेद्वारप्रतिकै निर्वाचनप्रतिसँग सम्बन्धित विभिन्न विषयमा छलफल गऱ्यौँ। आजको ठाउँमा उभिएर हेर्दाखेरि अब एकदम छोटोमा चाहिँ हामी आशा गर्ने ठाउँ कति देख्नुहुन्छ यो अवस्थाबाट? अब हामी चुनाव पनि नजिकै आउँदैछ, छोटोमा
0: छोटो भने हुनाले म भन्छु वितृष्णा छ, त्यो वितृष्णा चाहिँ सबभन्दा खतरनाक कुरो हो। त्यो वितृष्णा भनेको चाहिँ नि यो व्यवस्थाप्रति होइन, यो निर्वाचनप्रति होइन, उम्मेद्वारप्रति हो। उम्मेद्वार गतिलो नदिएका दलहरूले उम्मेदवार गतिलो नदिएका र ती दलहरूले राम्रो काम नगरेका पहिले र ती उम्मेद्वारले राम्रो काम नगरेका त्यसैलाई दोहोऱ्याएका कारण जनतामा व्यापक नैराश्य र वितृष्णा छ। तर यो कुरो दलहरूले पनि यसपालि धेरै रियलाइज गरेका छन्, आगामी दिनमा सुधार हुँदै जान्छ, सुधार गर्नुपर्छ, उम्मेद्वार राम्रो दिने गरी दलहरूले सुधार गर्नुपर्छ, त्यसको विकल्प छैन। अब व्यवस्थाको परिवर्तन जरुरी पनि छैन, सम्भव पनि छैन।
1: हस् हस् यहाँमा धेरै धेरै धन्यवाद आफ्नो विचार र समयका लागि। कार्यक्रम नेपाल चौतारीमा आज हामीले मतदातामा वितृष्णा अब यो निर्वाचन कि उम्मेद्वार प्रति भन्ने विषयमा रहेर छलफल गऱ्यौँ। कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्नो प्रश्न जिज्ञासा राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। अतिथिज्यू यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस् नेपाल चौतारीको अर्को अङ्क अब आउँदो मङ्गलबार निर्वाचनसँग सम्बन्धित अर्को विषय लिएर फेरि हामी आउने नै छौँ। तबसम्मका लागि आजको अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरेपट्टि बिदा चाहन्छु। हवस् त, नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: बैडमिंटन स्मार्टफोन र स्मार्ट जमाना खल्ती हो पैसाको नयाँ ठेगाना
1: किनकि खल्ती तपाईँको सजिलो र सुरक्षित डिजिटल वालेट हो त्यसैले आजै खल्ती.com भिजिट गर्नुहोस् वा एप डाउनलोड गर्नुहोस् खल्ती

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 49।
2: जगतको यो बानी पनि कहिले नसुध्रिनु भयो। न कसको पैसा सोध्नु छ, न कसको सामान सोध्नु छ, जसको सुकै होस् भेट्यो कि चलाइहाल्यो। के भन्नु,
3: ढोका खुल्लै छ, के को ढकढक गरिरहेको?
2: तिमीलाई कुन लेडिज कुन जेन्ट्स भनेर लुगा छुट्याउनु पनि आउँदैन कि के हो? मेरो ज्याकेट लगाएर हिँड्दिने
4: दिदी, मैले हजुरको ज्याकेट कहिले लगाएर?
2: ए रमा बु, म त जगत भनेर।
4: ए जगत दाई त हुनुहुन्न त यहाँ? हजुर कोसँग बोला त, नानीहरू पनि छैनन्।
2: छोरीहरूले स्कुल छोड्न गएको, मेरो ज्याकेट लगाएर हिँड्दैछ भनेर न अफिस जाने सुसार गर्न लागेको। अब ढोका ढकढक गरेको सुनेर जगतै होला भनेको मैले त।
4: ए अफिस जाने बेला पो भइसक्यो सय दिदी।
2: अँ हुन लाग्यो, बस न रमा। अनि नानीलाई त ठिक छ नि?
4: हजुर ठिकै छ दिदी, अहिले जान्छु ल, बरु बेलुकातिर आउँछु नि।
2: होइन होइन बस न, अफिस जान अझ आधा घन्टा टाइम बाँकी छ, फेरि जगत आउन्जेलसम्म नि कुनै परिहाल्यो। केही काम थियो र रमा?
4: काम भनेर त्यस्तो इमर्जेन्सी त केही होइन।
2: ए पख है, टिभी खोलेपछि अफ गर्नुपर्छ भन्ने समेत थाहा छैन मेरो छोरीहरूले। अँ ल भन त के रे।
4: त्यस्तो त केही होइन दिदी, भरे भोलितिर कुरा गर्दा पनि हुन्छ।
2: अप्ठ्यारो नमानि भन न, केही समस्या भएको हो? खै नानीलाई त देऊ त। अनि खोपसोप त सबै नियमित लगाइरहेछ नि?
4: हजुर लगाइरहेछु। अब दिदी यसो कामकाज पनि गर्नुपर्छ कि भन्ने लागेर भेट्न आएको।
2: ए हो र?
4: हजुर दिदीको त धेरै ठाउँमा चिन्जान छ नि है, हजुरकै ब्याङ्कमा पनि शान्तिनो काम हुन सक्छ नि भनेर पहिला पनि कुरा गरेको थिएँ नि दिदीसित।
3: ए हो, मामुले जागिर खानेले नि त अब, अनि मैले पुन्डोला कसले हेर्छु त हेरेन।
4: उच्च पनि पहिलाको जस्तो छैनन्, घरको काम छोरीको जिम्मेवारी भनेपछि अरू कुरा छोडेर भए पनि तयार हुन्छन्।
2: त्यो त हो, अब पहिला गफैले संसार हाँक्ने मान्छे, अहिले पुरा फुर्काममा मात्र ध्यान।
4: त्यही भएर छोरीलाई उत्सवले हेरिहाल्छन्, सन्देश पनि दिनभरि स्कुल जान्छ, साँझ बिहान दुवैजना घरमै हुन्छौँ।
2: अब मेरो भनाइ मान्ने हो भने त तिमीले अझ 6 महिना जागिर नगरे पनि हुने हो खासमा।
4: किन र दिदी?
2: अरू कारण केही होइन, तिमीले कस्तो स्थितिमा यो नानीलाई जन्माकी हो भने त थाहा छ नि हामीलाई। आँखा झिमिक्कै नगरेर टाढा टाढा मात्र हेर्छ त। पकाज म दिदीको छाई छाई बाजा दिन्छु ल।
4: त्यो त हो दिदी,
2: त्यही भएर अब तिमी र नानी दुवै राम्रोसँग नतङ्गिँदै काम थाल्दा तिम्रो जिम्मेवारी पनि थपिने, नानीलाई हेरचाह पनि नपुग्ला कि भन्ने कुरा मात्र हो।
4: उत्सवले नि हेर्छन्, त्यसमा त ढुक्क छु। अहिले त उत्सव धेरै फेरिएको छ नि दिदी।
2: हुन्छ अब तिम्रो मनले त्यसो भन्छ भने त ठिकै छ नि, तर आजको भोलि नि जागिर पाउला नपाउला, अब 1-2 महिनासम्म कतै भएसम्म म खबर गरौँला नि है।
4: त्यति भइदिए धेरै गुण लाग्थ्यो दिदी, उसै त दिदीहरूले हामीलाई कति गुण लाउनु भएको छ भन्ने कुरा त हाम्रो मनमा छ नि।
2: एउटै घरमा बस्छौँ, परिवार जस्तै त हो, यसमा के गुण बैगुनको कुरा गर्नु त अनि।
4: हजुरलाई अफिस जानु ढिला भयो होला, जगत दाई पनि आउनु भएन नि।
2: ए रमा, तिम्रो छोरीको कान कति ठाडो हुन, यो छैठे बाजा बजेको आवाज जताबाट हेरेको छ उत्ति उतै कति छिटो फर्किन्छ त।
4: त्यही त दिदी, आवाज खुब याद गर्छ यसले, बिरालो म्याउ गरेको हुँदैन, उतैतिर हेरिहाल्छु।
3: नानु पूर्णिका, यता हेर्दो छोरी, यता हेर्दो ल।
2: आवाज भने जताबाट आयो त्यति ध्यान दिन्छे, औँलाको म त चालचुल गर्दिनँ त।
4: हो र दिदी?
3: नानु पूर्णिका, यता हेर्दो छोरी।
2: ल हेर त रमा, तिम्रो छोरीको आँखामा पक्कै समस्या छ।
5: एक हजार, दुई हजार, कस्तरी ढोका खोले कि? 20 तारिक खोल्न सक्दिनस्?
6: छोरी निदाई, हात चलाउँदा नानी उठ्छ भनेर ढोका खुट्टाले हाने बेसकन लाग्छ।
5: 1,000, 2,000, 3,000, 4,000, 4,500 के गर्छ यो? 1, 2, 3, 4, 5 जति गने पनि 5,000 भन्दा माथि हुँदैन त।
6: धेरैचोटि गनेर पैसा बढ्ने भए त म दिनभर पैसा मात्र गनेर बस्थेँ।
5: 58 बढ्छ कि के थाहा।
6: सुन्नु न बुढो, छोरीको पास्ने गर्ने बेला हुन लाग्यो, पास्ने त धुमधामले गर्नुपर्छ है।
5: धुमधामले पास्ने गर्दा पैसा पनि त धुमधामकै चाहिन्छ होला।
6: अलिअलि पैसा खर्च गर्नु परेन, हाम्रो पहिलो सन्तानको कार्य पो हो त।
5: छोरीको ठाउँमा छोरो भइदिएको भए ऋणै काटेर भए पनि पास्ने धुमधामले गर्न हुन्थ्यो, छोरीका निम्ति धेरै खर्च गरेर के नै हुन्छ र।
6: अब छोरीको ठाउँमा छोरो भइदिएको भए हुन्थ्यो जस्तो त मलाई पनि लागेको छ नि। त्यो भनेर हामीले आफ्नो कर्तव्य नै नगर्ने हो र, त्यसमाथि गाउँलेको अगाडि आफ्नो इज्जत राख्नु परेन।
5: इज्जत राख्ने भनेर नभएको पैसा कसरी खर्च गर्नु, कुरा गर्छ।
6: साथीभाइसँग मागे देला नि त, ऋण लिने भनेको यस्तै बेला त हो। ऊ त नानीको ओर्ने थियो नि त।
5: ऋण लिएर मात्र भएन, तिर्न पनि पर्यो, तलबले घर खर्च टार्ने हम्मे हम्मे पर्छ।
6: त्यति थोरै पैसामा काम नगर्नु भन्या त हो नि, मेरो कुरा सुन्ने होइन। अहिले घर चलाउन गाह्रो भयो भनेर हुन्छ।
5: आफ्नै काकाको छोरासँग पैसाको कुरा के गर्नु भनेर औ बेला केही भनिन।
6: काकाको छोरा भनेर पैसाको कुरा नगर्ने हुन्छ र भने, हाम्रो घर तिन ल्याएर चलाइदिँदैनन्, आफै चलाउनु पर्छ। बरु पहिला सबैतिर काम गर्दा कमाइ राम्रो हुन्थ्यो, अब अहिले घरमा मान्छे बढे कमाइ झन् थोरै।
5: खै यस्तो कुरा त सौगातले आफै बुझ्नुपर्ने हो।
6: सस्तोमा काम लगाउनु पाएको छ, बुझ्छ नि, बुझे पनि नबुझे चाहिँ गर्छ। यस्तो कुरा त आफैले राख्ने हो, काम अनुसारको पैसा भएन पैसा बढाइदे भनेर भन्नु न।
5: तैँले भने जस्तो सजिलो हुन्छ र, उसको व्यापार भने जस्तो भएको छैन, घाटा छ भन्ने थाहा हुँदा हुँदै कसरी पैसा बढाइदिए भन्नु मैले।
6: अब काममा ध्यान दिए पो व्यापार राम्रो हुन्छ भने, ध्यान जति अर्काकी सैनीमा छ कसरी प्रगति गरोस् त। तपाईँले सगत बाबुसँग कुरा नगर्ने भयो, म आफै कुरा गर्छु।
5: त पनि काम गर्ने म, पैसाको हिसाब किताब तैँले गर्न जाँदा देख्नेले पनि के भन्लान् भन् त।
6: अरूले के भन्लान् भनेर आफू अभावमा बस्न सकिन्छ।
5: सौगातलाई पनि अहिले गाह्रै छ, ब्याङ्कको ब्याजतिर त धौधौ भएको छ भन्दै थियो। राम्रो भएपछि काम अनुसारको पैसा त दिन्छ जस्तो लाग्छ है मलाई।
6: अब कहिले तिनको व्यापार राम्रो हुनु, कहिले हामीलाई पैसा बढाइदिनु, व्यापार जस्तो कुरा नाफा नै हुन्छ भन्ने पनि छैन नि। अनि सधैँ यति नै पैसामा काम गर्ने।
5: मेरो टाउको नखान त, ला यो पैसा राख, बाँकी पैसा दुई चार दिनमा दिन्छु भनेको छ सौगातले।
6: बिहानदेखि बेलुकासम्म काम गरेर जा, अब महिनाको 12,000 दिनु छ, त्यही पनि किस्ता भन्दिनँ। यस्तो तालले कसरी घर चलाउनु।
5: अब के गर्छस् त, तेरो बुढो पढा लेखा छैन, धेरै कमाउन सक्दैन, दुःख पाउने भइस।
6: पढे लेखा नभएर होइन, बुढो सोझो भएर चाहिँ दुःख होला जस्तो छ। यस्तो तालले चाहिँ केही हुँदैन है बुढो, कि सौगात बाबुसँग कुरा गर्नु कि अरू नै उपाय गर्नु।
5: फेरि के उपाय भन्छ यो।
6: हेर्नु बुढो, म कान्नेले हात चाट्छ, सौगात बाबुको आँखा छलेर यसो दुई चारवटा बाख्रा तलमाथि गर्न सक्नुहुन्न।
7: आज नारी दिवस कार्यक्रममा नारी खेलौना होइनन् भन्ने शीर्षकमा खतरा गजल जाँदैछ रे त तिम्रो, अझै गएको छैन
8: जाला नै अहिले पाला आएपछि।
7: अनि गजलको शीर्षक चाहिँ नारी खेलौना होइनन् भन्दा पनि गर्फलाको ढिकमा भन्ने राख्या भए हुन्थ्यो।
8: जे राखे नि के मतलब भयो तिमीलाई।
7: अनि गजलमा आयुष भन्ने केटाले गर्फलाको ढिकमा भन्ने शब्द सही छैन, फेरि छुट्लाएर गजल खल्लो होला
8: के रे, त्यस्तै लेख्दै हुन्थ्यो भन्ने लाग्छ क्या हो तिमीलाई।
7: आयुषले यसो गर्यो उसो गर्यो भन्ने धरो प्रचार भइसकेको छ रे त, अब गजलमा पनि छुट्ला कि भनेर सम्झाइदिएको।
8: त्यस्तो सबैलाई सुनाउने रहर छ भने आफै गएर भन न माइकमा, अझ मलाई भन्छ कसरी प्रचार गरे त्यही पनि सबैतिर।
7: अनि अस्ति खुसबुलाई कसले भन्यो, तिमीले भने होइन, खुसबु रिसाएर अहिलेसम्म बोलेको छैन।
8: अनि भने त के, खुसबुलाई भन्दा सबैतिर हुन्छ
7: त्यस्तो कुरा, खुसबुलाई भन्नै पर्ने थियो र रोजिना।
8: अझ त्यस्तो कुरा रे भन नहुने भावे मलाई चाहिँ किन भने त।
7: मैले तिमीलाई भने भन्नेमा तिमीले सबैलाई भन्दै हिँड्नुपर्छ।
8: तिमीले मलाई भन्न हुने अनि मैले चाहिँ अरूलाई भन्न नहुने भन्ने हुन्छ, बोल्ने बेला थाहा नपाउने अझ कराउँछ, जो चोर उसकै ठुलो चोर।
7: ठिक छ, अब त म चोर भइहालेँ नि, चोर बदमास सबै भइयो अब होइन, म भन्दा राम्रो भेटे होला नि।
8: कोही आल्तु फाल्तुलाई भेट्नु छैन अब, सबै बुझिसकेँ मैले।
7: त्यही भएर त होला नि, यस्तो चाहिने नचाहिने कुरा गर्दै चालबाजी बुनेको?
8: हेर आयुष, मलाई कुनै चालबाजी पनि गर्नु छैन अनि यस्ता हावादारी काम पनि गर्नु छैन। आफू जस्तो नठाने हुन्छ सबैलाई।
7: तिमी त साह्रै राम्रो मान्छे हो नि, साना साना कुरालाई पहाड बनाएर हिँडेछ। अझ ठुलो कुरा गर्छौ? अलिअलि इज्जतको त ख्याल गर्नुपर्छ नि।
8: होइन, मैले कसको इज्जत बिगार्दे? यत्तिका इज्जतको ख्याल गर्ने मान्छेले त के गर्दा हुन्छ के गर्दा हुन्न भन्ने आफै थाहा पाउन सकिन्न।
7: अनि मैले के गरेको थिएँ त? मैले त्यस बेला कुरा मात्रै गरेको त हो नि, तिमीसँग कुरै गर्न हुन्न र?
8: तिमीलाई कुरै नगर कसले भनेको छ र? चाहिने कुरा गर न, कति न के न भने जस्तो।
9: तिमीहरू उता कार्यक्रम हेर्न गएर के हल्ला गर्दै बसेको? अनुहार पनि पुरै बिगाएर कुच्चा डेक्ची जस्तो बनाएको छ, के हो आयुष?
7: केही होइन, यतिकै।
9: केही नभए त यस्तो अनुहार हुँदैन होला त। अगाडि डान्स भइरहेछ, त सर्ट खोलेर उटिङ गर्नेवाला होस् त। के भयो तिमीहरू बिच?
7: त्यस्तो के होइन, हल्का डिस्कस मात्रै हो।
9: किन डिस्कस गर्छौ त यार? तिमीहरू त पुरै राम्रो काम गरेर इक्जाम्पल हुने मान्छे हो त।
8: इक्जाम्पल त मन्दैछ नि तिमी आयुष हिरो।
9: किन, के गरेर यसले?
8: सोध न उसैलाई।
9: होइन, के तालो तिमीहरूको? एउटा यता फर्किया छ, अर्को उता फर्किया छ। तिमीहरू साथी हो कि कुकुर बिरालो?
7: केटीहरूको सङ्गत भन्ने पनि यस्तै रहेछ विवेक दाई, बुझ्यो?
8: यस्ता स्वार्थीहरूले हामीसँग सङ्गत नगरेकै राम्रो।
9: यसरी आवेशमा आएर कुरा नगर न रोजिन, यस्तो तालले त तिमीहरूको सम्बन्ध कसरी अगाडि बढ्छ?
8: भयो, कुनै पनि सम्बन्ध अगाडि बढाउनु छैन मलाई यस्तासँग।
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
10: गत हप्ता सोधिएको प्रश्न थियो, कति कक्षासम्मको शिक्षालाई विद्यालय शिक्षा भनिन्छ? यसको सही उत्तर हो कक्षा 12। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट किशन महर्जन, प्युठानबाट असीम पाण्डे, खोटाङबाट सम्झना सुनुवार र सोलुखुम्बुबाट पूजा थुलुङ विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नेपालको संसदबाट एमसीसी कहिले अनुमोदन भयो? प्रश्न फेरि एकपटक, नेपालको संसदबाट एमसीसी कहिले अनुमोदन भयो?
11: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: नमस्कार, धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईमा यहाँहरूलाई स्वागत छ। रोपेगुना फलको पहिलो सिजन तपाईँले सम्झिरहनु भएको नै होला। जगत, ललिता, लजुका बारेमा जान्न मन लागिरहेको नै होला। एउटा कुरा भनौँ, अहिले जगत र ललिताको परिवार बस्तीपुरबाट माझकोट पुगेको छ। नयाँ ठाउँ, नयाँ परिवेश अनि त्यहाँ उनीहरूका नयाँ छिमेकी साथीहरू पनि छन्। कथामा बड्डाचौर र विलासनगर पनि थपिएका छन्। बड्डाचौरमा कविता लेखनमा औधी रुचि भएकी कुसुम र उनको परिवारको बारेमा पनि तपाईँले थाहा पाउनुहुनेछ भने विलासनगरमा आयुष, रोजिना, खुसबु र किशन जस्ता किशोर किशोरीका रमाइला कथाहरू पनि सुन्न सकिनेछ। अब लागौं धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईको पहिलो अङ्क सुन्नतर्फ।
1: ल हेर, भन्दा भन्दै पोखिहाल्यो। काम गर्न त फिटिकै दिने होइन यो बिरालोले। उता जा, जता गयो उतै गएर हैरान पार्छ। उत्सव पनि कहाँ गएको हो के भनेदेखि? बरु यो बिरालो जतिखेर नि घरमै बस्छ। छोरो चाहिँ लखर लखर माझकोट बजार डुल्दैमा फुर्सदै छैन। उत्सव, ओए उत्सव, के भनेदेखि? होइन, कहाँ गएछ? एकछिन अगाडि त ती मोबाइलमा घुसी मुटो लगाइरहेको थियो। उत्सव!
2: हजुर हजुर,
1: यहाँ आइज न भने।
2: आइरहेको छ त आमा। पनि अब घरमै भएको मान्छेलाई बोलाउँदा नि उफ्री उफ्री गरेर बोलाउनु पर्छ त।
1: नकारा, यहाँ पुरेत बाजेको सिधा चामल उठाइदिन लाएको, ढाड दुखेर फक्कै भइसके। यति उठाइदिए त हुने नि।
2: आमा छोरा टक्क लाएर बात मार लाग्यो बेला म्याउ म्याउ गर्छ त। अहिले एक लात तर भुङ्रोलाई कटाइदिन्छ नि थाहा हुन्छ।
3: इन्दु प्रसाद।
2: ए, तिमीले पनि ल्याएको? म आइहाल्थेँ नि।
3: आमा, तपाईँले पनि प्रसाद खाइहाल्यो भने नि।
1: अहिले पर्दैन, यति सकाउँछ अनि खामला।
2: ल, अचार पनि ट्वाक्क रहेछ, फुरौला पनि गजब छ। तर यो सेल चाहिँ ठ्याक्कै यही बिरालोको काम जस्तो।
3: जस दिन कहिले जाने छैन है।
2: तर जे होस्, मिठो चाहिँ छ है।
1: पुरेत बाजे जानुभयो?
3: अँ, खाइवरी जानुभयो आमा।
1: रमा, को को आए, को को बाँकी छन्?
3: हिमा, नैना आन्टी, लालु काका आउनुभयो, कोही भान्सामै हुनुहुन्छ।
1: ए,
2: अनि जगदाले त देख्दैन त?
3: उहाँहरू आउनु भएको छैन, तिन तल भएर पनि कति ढिला गरे होला।
1: हेर न, अचार खाँदा खाँदा उफ्रेको, हेरेर खानु पर्दैन।
2: अब खोर्सानीको ढेडी नै चपाए त
3: त्यति साह्रो पिरो पनि छैन है।
2: छैन नि, कहाँ पिरो हुन्थ्यो त? मान्छेको कानै रातो भइसक्यो, रातो खोर्सानीको जस्तै। आमा ल्याउन, त्यहाँ दुनामा चिनी घिउहरू छैन, पुरीले छोडे ल्याउँ त।
3: रोटी फुलौर के ल्याइदिउँ?
2: पर्दैन भयो, बल्ल
3: साँच्चै हो। ल ल, त्यसो भए म भान्सामा गएँ है।
2: हेर त, यो दुनामा भएको पैसा पुरीतवाला दिने बिर्स्यो क्या हो?
1: होइन होइन, कन्या केटीहरूको लागि दक्षिणा दिन ठिक पारेकी थिएँ।
2: ए, हेलो, हिक्मत भन त, सालिक चोकमै छस्? ल ल, म आइहालेँ है त।
1: पर्या छैन कहीँ जान, कमसे कम आजको दिन त घरमै बस।
2: ए, म त छतमै आइपुगेँ त। आमा छोरा के गर्दै हुनुहुन्छ कुन्नी? के गर्नु र जगत दाई, अब तपाईँले पर्खेर बसिरहे नि। होइन जगत दाई, तपाईँलाई त्यही भुइँतलाबाट माथि आउन पनि कत्रो टाइम लाग्यो हो।
4: त्यही त हो नि, बच्चाहरूको होमवर्क भन्यो के भन्यो।
2: जगत दाई, ल यहाँ बस्दै गरौँ है त, म प्रसाद लिएर आइहाल्छु।
1: खै त जगत बाबु, ललिता नानीहरूलाई किन नल्याएको?
4: ललिता अफिसबाट आएकी छैन आन्टी, नानीहरू होमवर्क गर्दैछन्। फेरि भर्खरै अनलाइन क्लास पनि सके, अब ललिता आएपछि आउलान् सबैजना।
2: जगत दाई, ल प्रसाद लिनुहोस्। अब सेलरोटीको आकार चाहिँ अलिक गडबड छ है दाजु।
4: मिठो छ त, मलाई त एकदम मन पऱ्यो है।
2: हो र,
1: के भनेदेखि नि बाबु, यस्ता सेललाई त राम्रो र मिठो भन्नुहुन्छ भने, मैले बना सेल देख्नुभयो र खानुभयो भने के भन्नुहुन्थ्यो होला? मेरा पाला निमकली खत्रीले बनाएको सेलको चर्चा यो माझकोटमा मात्र होइन, वरिपरिका सबै गाउँलाई थाहा थियो।
4: है आन्टी,
1: अनि त के भनेदेखि नि जगत बाबु, अब पहिलेको जमाना अर्कै थियो क्या?
5: त्यही त नि आमा, अब उहाँ नै छ नि, सुका किलो घिउ थियो खाइलाग जो जिउ थियो।
1: हेर्नु त जगत बाबु, छोर छोरीको बाउ भएर पनि यो उत्सव
6: आमा!

0: छौ
1: भएको छौ यो थाहै छैन
0: के भयो डागी सर आउनु भयो
2: हाई अर्को महाटर छोरी शुक्रबार क्यारी मान्न छोडेर आउँछ होला नि डागी सर आरामले जाँदा हुन्छ
3: आयो भने नि कति न
1: आयो के भयो त भागिन्छ नि कोटुङटुङ लाएर त्यो भुडेसाले हामीलाई समात्न सके पो
2: त्यही त पर्सि स्कुल जानु पर्दैन
1: कस्तो डराएको के हो तनु के गर्छ न त्यो सरले
0: तेरो पो म्याथ राम्रो छ र माया गर्छ मलाई त देखी सहँदैन
1: हे खैले लौ रेटा के भन्यो भने उसकै बुढीले आलु खान मन लागे झारेर खाऊ भनेको छ भनौँला नि त छ्याक यो ठुलो लौरोले भेट्ला कि भनेको झन् भेट्दै भेट्दैन रहेछ योभन्दा अलि ठुलो लौरो छैन
3: लौरो त छैन गौरी हातमा ढुङ्गा छ अलिक उता सर त खै
0: कहाँ ढुङ्गा छ तनु
3: आरुमा
0: अहिले कसैलाई लाग्यो भने
3: अब के गर्ने त लौरोले भेट्दैन रुख चढ्न सकिँदैन
0: खैरौँ कति भएको छ
3: यी यति त हो नि आहा यसमा चट्ट नुन खोर्सानी चोपेर खान पाए त कस्तो मिठो हुन्थ्यो है
1: अर्को शुक्रबारदेखि नुन खोर्सानी पनि ल्याउनु पर्छ है
0: कस्तो अर्को शुक्रबार
1: ल यो समाचार
0: ल खाओ
3: आम्मामामा नुन खोर्सानी बोकेरै आथिस
1: यो कुसुम पनि तालकी छे के मात्र बोकेर हिँड्छ हिँड्छ
0: के गर्नु त पढाएको बेला कहिलेकाहीँ निन्द्रा लाग्छ त अनि ट्वाक्क नुन खुर्सानी चाट्यो निन्द्रा चैट कस्तो रसिलो है आलु
3: कस्तो पिरो रहेछ खुर्सानी त
0: मजा आउने पिरो छैन त
1: तल आयो मजा मेरो त आँखाबाट आँसु आयो
3: म त पिरो खानै सक्दिनँ हाम्रो साथीहरूमध्ये त कुसुम मात्र होला पिरो खान सक्ने
1: होइन कञ्चन पनि खान्छ नि कुसुम जस्तै
3: ए हो कञ्चनले पनि त खान्छ नि ए साँच्ची कञ्चनले आज स्कुलमा क्या राम्रो नाचेको है
0: मैले पनि राम्रो नाच्छ भनेर सुनेको तर देखाएको थिएन राम्रो नाच्दिरहेछ किन आज
1: होइन आज सबभन्दा राम्रो त अझै नै नाचेको थियो नि
3: छ्या भ्यागुटा उफ्रिया जस्तो
1: कसैले नाचेको थियो अरे पक्कै म देखाउँछु कसले देला धन मलाई कसले देला धन कसले देला धन मलाई कसले देला धन फेरि देखाउ
0: पर्दैन पर्दैन पुग्यो
1: अझैको कन्फिडेन्स चाहिँ मान्नै पर्छ कि
3: कन्फिडेन्स त कुसुमको पनि त राम्रो थियो नि कविता पढ्दा
1: पढ्नमा लास्ट भए पनि कवितामा चाहिँ फर्स्ट थियो है हाम्रो कुसुम
0: बढी नबोले
1: हस् कविज्यू माफ पाऊ
3: हरिशले कस्तो राम्रो गीत गाउन थालेको है आज भोलि सुनिरह
1: कुसुम के भन्दैछ तनु
0: नजिस्कानु अरू बाँकी छैन सक्यो त टिपियो त अरू
3: अब त भेट्न नि पर्यो नि भेट्ने जति सबै टिपिहाल्यौँ
0: पकाइ त म चढ्छु रुखमा
1: रुख लगाएर रुख चढ्ने
0: के भयो त तिमीहरू अरू मान्छे आउँछ कि हेर भइहाल्यो नि
3: भयो कुसुम लड्लिस् फेरि
0: लड्दिनँ के
1: कुसुम कुसुम हो त्यो चिज त तैँले हेर त त्यो त समयराको हाँगामा नि छ हेर त कत्रो ठुलो छ हेर त
3: सँगै अर्को पनि छ हेर त
1: कतापट्टि बायाँपट्टि हेर्न
3: ओइ गौरी ओइ गौरी चाङ्गे चलाए जस्तो छ अब के गर्ने
1: ल कुसुम कुसुम तल झर तल
3: हाम फाल्न छिटो
1: ला कुसुम त्यो त सब चर्च च्याच्ची छ अब के गर्ने
3: यो पनि
4: लौ लौ लौ लौ न धन्न लोडे रोजिना ला पोलमा झन्डै ठोकिएन ए रोजिना अलि विचार गरेर खेल है
5: अन के साह्रो के हो तेरो के हो केटो
4: नकरा न मुला अहिले ऊ खेलाडी हो म उसको ठुलो फ्यान हो हेले चिप्स
5: ए यति त थियो यहाँ बिहानैदेखि पानी नखाइकन आएर छु
4: त्यही त म त एका बिहानै मासु भात खाएर आएको होला नि होइन के साह्रो गर्ने भएको है यो छायामा बसेर हेर्दा त यस्तो छ बिचरा उता खेल्नेलाई कस्तो होला
5: अब धेरै माया लागेको भए उतै गएर पङ्खा हम्के भइगयो त यसो चिसो चिसो पानी सानी दिनु
4: ल परेको छैन है बेटा यति साह्रो पनि
6: बरु रोजिनालाई चाहिँ हम्किदियो कि जस्तो लाग्छ बेला बखतमा।
5: अरे अरे अरे अरे रोजिना नै किन नि, मनमा लड्डु फुट्दैछ कि क्या हो, चालु नै हो कि क्या ब्रो पनि।
6: मैले त राम्रो खेलाडी हो मात्र भन्न खोजेको, त चाहिँ कहाँको कुरा लगेर कहाँ जोड्छस् गाँठे।
5: बुझ्दैछु है म तेरो चाल ढाल, अस्ति स्पोर्टको कुरा गर्दा त भलिबल मन पर्दैन भन्थ्यो, आजकल खुब इन्ट्रेस्ट दिन थालेछ किन भने त कुरो यस्तो पो रहेछ। के हो
6: धेरै बिल्ला न हाने किसन, तैँले चाहिँ किन हेरिरहेको छस् त त्यसो भए?
5: यस्तो आँखालाई रमिता नि,
6: तँलाई आँखाको रमिता
5: हातै चाहिँ नहाल न,
6: अनि के चाहिँ पाए त्यही भन्छस् त।
5: तँ टेन्सन नलिन आयुष, मैले रोजनालाई मात्रै हेर्ने भनेको होइन अरू केही।
6: त पनि अचेल बिग्रिस किसन, कस्तो दामी हानी यार, ए सुपर।
5: ल ल ल हेर जोस निकालेको। आयुष एउटा कुरा कि, यो खेलाडी केटीको चाहिँ पछि नलागेकै राम्रो बुझिस्।
6: ल किन नि, के हुन्छ र कुरा पनि के के हो तेरो यार?
5: अब केटीसँग बोल्न छेउ पर्न मरे जस्तै गर्ने मान्छे त
6: म त्यस्तै छु बुझिस् बड्डा, केही चेन्ज भएको छैन।
5: तँलाई केटीसँग डराउने रोग लागेको छ कि क्या हो?
6: त्यति भाषमै नि होइन है, भन्न पायो भन्दैमा।
5: ए ओए ओए ओए ओए आयुष, तँलाई टिप्स चाहिएको भए चाहिँ कट्टु दाईसँग लिए भइगयो त।
6: के कट्टु सट्टु भनेर आने, यतै आउँदैछ नि दाई त।
7: कस्तो शीतल भयो। अनि तिमीहरू चाहिँ के बुढाबुढी जस्तो चिप्स टोकेर बसिरहने, यसरी चिसो पानी पो खानुपर्छ राति हर र हुने गरी।
5: विवेक दाई पानी खानु न।
7: ला समा भने अलि उता सर।
6: ओ किसन अलिकति मलाई पनि राख्दै थियो पानी बाँकी, फेरि पायो भन्दा सबै खाने होइन फेरि।
7: अर्काले दिएको पानीमा पनि के बाँच्छ हो तिमीहरू?
5: अनि
7: खाजा खाइसक्यो तिमीहरूले?
5: छैन दाई, यहाँ आयुष सरलाई रोजिनालाई हेर्नै ठिक्क छ। विवेक दाई आयुषले रोजिनालाई
6: के भनेर नचाहिँदो कुरा, चुला गे मेरो पारी
5: देख्नु भयो नि दाई, एउटी केटी के मन पराउन थाले थियो उसलाई पुरै कलेज हरा भरा लाग्न थालेछ।
7: ए ल नयाँ कुरा पो सुन्नमा आयो त यार। तर
5: तर के दाई,
7: तर त्यसले यसलाई भाउ दिन्छ जस्तो चाहिँ लाग्दैन है मलाई, निकैले ट्राई गरेर छोड्या हुन्।
6: खास त्यस्तो केही पनि होइन दाई।
5: त्यो त तेरो अनुहारले बताइरहेछ नि, हो कि होइन विवेक दाई?
7: आफ्नो आफ्नो हेरा यो केटा हो, मलाई त त्यो रोजिनाको साथी पूजा छ नि
6: दाई, त्यो त्यो त्यो
7: त्यसको फिगर सोलिड लाग्छ यार।
5: हे विवेक दाई पूजाको बारेमा जेपिटी नभन्नु है।
7: ल त्यो चाहिँ को हो र?
5: मैले भनिदिएको छु नि फेरि।
7: ओ किशोर कसा थर्काएको तैँले,
5: हात चाहिँ नहाल्नु है दाई, म त्यसै छोड्दिनँ नि फेरि।
7: जा के गर्छस् गर, तैँले नि मेरो एउटा रौँ पनि हलाउन सक्दैनस् बुझिस्।
8: धारावाहिक रेडियो नाटक रोपे गुनाफलको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला, साथै हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। यो हप्ताको लागि प्रश्न रहेको छ, धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? प्रश्न पुनः एकपटक, धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला, नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 26। आयुष, दिपु गुरुले भेट्ने भन्दै हुनुहुन्थ्यो, एकछिन बसरे है।
2: कहाँ, यही हलमै बस्ने?
1: अँ, यही बस्नु भन्नुभएको छ।
2: अनि गुरु खै त?
1: एकैछिनमा आउने रे। अनि आयुष, एउटा कुरा सोध्छु, नढाटी भन ल।
2: के हो भन न।
1: झुट नबोली भन्नुपर्छ नि।
2: म के तिमीसँग कहिले झुटो बोल्छु र? भन न के हो
1: त्यो। आज मेरो वेलकम स्पिच कस्तो भएको थियो भन न।
2: म त के किन होला भने त राम्रो भएको थियो नि। अब तिमीले गरेपछि नराम्रो हुने त कुरै भएन नि।
1: एक्ज्याक्ट कुरा भन न, राम्रो कि नराम्रो?
2: सबै राम्रो थियो। पहिला पहिला स्पिच दिँदा गेस्टहरूको नाममा हल्का कन्फ्युज हुन्थ्यो होइन? अहिले चाहिँ सबै मिलाएर कन्फिडेन्सका साथ भन्यो, अनि भूमिका पनि राम्रो मिलाएको थियो।
1: ए ल ल, थ्याङ्क यू थ्याङ्क यू। अनि तिम्रो पनि त आज धेरै प्रशंसा भयो नि है?
2: भयो भनौँ।
1: दिपु गुरुले त झन् आयुष्यो क्लबको गहना हो, आयुष जस्ता खेलाडीलाई अझै हामी निखार्दै लगेमा देशकै इज्जत राख्न सकिन्छ भन्नुभएको है।
2: गुरुले त्यसरी नामै लिएर प्रशंसा गर्दा त कस्तो के आँखाबाट आँसु आउला जस्तो भएको थियो मलाई त।
1: मैले पनि पलबाट हेरिरहेको थिएँ, तिम्रो आँखा रसाइरहेको थिएँ। अनि स्पिचित फोटो खिचाएको थियो होइन? खोइ देखाऊ त कस्तो आयो रहेछ
2: हेर्ने र।
1: देखाऊ न कस्तो खिचाए रहेछौ।
2: ए यो त आ गरेको रहेछ, खाजा नखाइका थियो क्या?
1: चुप लाग, अब बोल्दा बोल्दै फोटो खिचेपछि यस्तो त भइहाल्छ नि।
2: अनि यो हेर त, नाक कस्तो रात आएको क्या।
1: यसलाई त डिलिट गर।
2: राम्रै त छ नि, अझ यसलाई फेसबुकमा पोस्ट गर्नुपर्छ, बाल कमेन्ट आउँछ।
1: तिमीलाई त जे पनि फेसबुकमै राख्नुपर्छ है, धेरै फेसबुक फेसबुक नभन पछि दुःख पाउनु पर्ला।
2: फेसबुक भनेकै फोटो सेयर गर्ने, साथीहरूलाई देखाउनु त हो नि, नत्र यसको के काम भयो र?
1: हो भन्दैमा अब जस्तो पाए त्यस्तै फोटो सेयर गरिहाल्नुहुन्छ त।
2: अहिलेको जमानामा फोटो सेयर गर्ने त सामान्य कुरा हो नि।
1: कस्तो कुरा गर्छ, सामाजिक सञ्जालमा पब्लिक हुने कुरालाई सामान्य रूपमा लिनुहुन्छ त।
2: ल ल भइहाल्यो, कहाँ कहाँ कुरा कहाँ गयो, लै फोटो हेर त।
1: त्यहाँ तिम्रो मोबाइलमा हेर्ने भन्दा नि मलाई मेरो मेसेन्जरमा सेन्ड गर न, म आफै हेर्छु बरु।
2: ए ल मैले गरिहालेँ, पख है त। यो अनि यो पनि सबै, अनि यो आयो नि होइन?
1: तिमी आ गरे भन्थ्यौ, यो त झन् पुरै चिम्म गरेर यी गरे फोटो रहेछ त।
2: अरू पनि हेर न के गरेको छौ।
1: हेरिरहेको छु, तिमीले फोटो चाहिँ राम्रै निकाले रहेछौ।
2: इफेक्ट लगाई लगाई खिचा राम्रो देखिहाल्छ नि।
1: ओइ पागल, के हो यो? चिची होइन आयुष, तिम्रो दिमागले सही काम त गरिरहेछ नि, के हो यस्तो? छ्या
2: ल के भयो र, कस्तो फोटो हो र, खै देखाऊ त।
1: अझ देखाऊ भन्छ, लाज लाग्दैन यस्तो फोटो सेयर गर्न?
2: ला कस्तो फोटो गएछ र, यहाँ त सबै ठिक छ त।
1: त्यहाँ यस्तो नेकेड फोटो आइरहेछ, दिमाग त ठाउँमा छ नि होइन?
2: ओ माई गॉड, त्यो पनि गएछ, झुक्किएर गएछ। सरी सरी सरी।
1: ए झुकेर है, अनि यो फोटो पनि झुकेर खिच्या होला, ग्यालेरीमा पनि झुकेर राख्या होला होइन?
2: त्यो साथीहरूसँग जिस्किँदा
1: यस्तो कुरामा पनि कोही जिस्किन्छ? यस्तै गरी अरूलाई पनि पठायो भने के हुन्छ, बदमास काहीँको। छ्या हेर आयुष, मैले तिमीलाई यतिसम्मको होला भनेर सोचेको पनि थिएन।
2: सरी भने त खुसबु, प्लिज त्यो फोटो चाहिँ डिलिट गरिदेऊ न प्लिज।
1: किन किन डिलिट गर्ने, के सोचेको छौ तिमीले? अब यो फोटो र तिमीलाई के गर्नुपर्छ मैले जानेछु।

0: कुञ्ज भनेको लहरा र पातहरूले ढाकिएको ठाउँ।
1: त्यहाँ लुकाम मारी पनि खेल्न मिल्छ?
0: मिल्छ, तर त्यहाँ चरा जीव जन्तु पनि बस्छन्। लजु खै ऊ त्यो भाँडा दियो त मलाई।
1: ए लिनु बाबा, तर सल्लेरी वनमा पनि कुञ्ज छ है बाबा?
0: छ नि
1: बाबा, हामी पनि शनिबार सल्लेरी वन घुम्न जाउँ न।
0: अहिले त जाडो हुन्छ, अलि पछि जाउँला नि।
1: बाबा बाबा, स्कुलमा यो शनिबार के गर्ने अनि कहाँ कहाँ जाने भनेर रुटिन बनाऊ भन्नुभएको छ नि सरले।
0: ए हो र, अनि बनाउनु थालिसक्यो त तिमीले?
1: अलिअलि बनाउँछु, एकछिन पक्नु है म लिएर आउँछु।
0: लजु आउँदा पानीको जग पनि लिएर आऊ है।
1: हस्,
0: यो माटो अलिक थोरै भयो कि के हो?
1: लिनु जग, ल सुन्नु है त।
0: ल,
1: बिहान 5 बजे उठ्ने है, फ्रेस हुने अनि ब्रेकफास्ट खाने अनि त्यसपछि एकछिन पढ्ने।
0: अनि त्यसपछि?
1: त्यसपछि हामी सबजना नयाँ ठाउँ घुम्न जाने।
0: ए अनि कहाँ जाने सोच्यो त?
1: मलाई त थाहा छैन बाबा, तपाईँ भन्नु न कहाँ जाने।
0: कहाँ जाने त यसपालि? यसो गर न लजु, मामु अनि बहिनीलाई पनि सोध अनि डिसाइड गरौँला नि, हुन्न?
1: अनि बाबा, घुम्न जाँदा खानेकुराहरू पनि घरबाटै लिएर जाने है?
0: किन नि?
1: त्यसो गर्यो भने खर्च पनि कम हुन्छ नि। हाम्रो सरले भन्नुभएको अनावश्यक खर्च गर्नुहुन्न रे।
0: हो आमामामा, मेरी छोरी त स्मार्ट हुन थालिसकेछ त।
1: अनि बाबा, हामी गएको ठाउँको बारेमा सबै कुरा भन्नु है, त्यो पनि लेख्नुपर्छ भन्नुभएको छ सरले।
0: ए भइहाल्छ नि, खै अब ऊ त्यो सिडहरू देऊ त यता, यहाँ पास गर।
1: लिनु
0: ल, लिएर अब यो सिडलाई यसरी माटोमा राख्ने अनि माथिबाट हल्का पाराले माटोले छोप्ने अनि यसमा सधैँ पानी राख्ने अनि केही दिनपछि यो उम्रन्छ। यसैलाई जर्मिनेसन प्रोसेस भनिन्छ, बुझ्यौ?
1: थ्याङ्क यू बाबा, यो त हामीले नि पढ्नुपर्छ नि।
2: के गर्न लाग्नुभयो जगत दाई?
0: लजुको स्कुल प्रोजेक्ट रहेछ, त्यही बनाइदिन लागे। अनि लुगा धुन लाग्नुभयो यतिखेर?
2: अँ हेर्नु न, बाबुले ड्रेसमा फोर बनाएको रहेछ, त्यही धोइदिउँ भनेर।
0: ए
1: बाबा, यसलाई भित्र लगौँ।
0: हुन्छ, सुन्न त, पहिला अलिअलि पानी राखेर लग है।
1: हुन्छ आन्टी, अलिकति पानी थाप्छु है।
2: हुन्छ, थापो न।
1: सन्देश खै त आन्टी?
2: सन्देश सुता छ नानी।
1: ए अब लगौँ।
0: लग जाऊ। अनि रमा बहिनी, सन्चो नभएर त होइन नि सन्देशलाई?
2: होइन, सन्चै छ दाइ।
0: ए त्यही त, स्कुलबाट पनि अफिसतिर नै लानु भएको रहेछ चाँडै नै, म त अब केही भएर पो हो कि भनेर।
2: होइन होइन दाइ, घरमा आमा पनि हुनुहुन्न, त्यही भएर हो।
0: ए साँच्ची कहाँ जानुभएको हो र आन्टी, बिहानैदेखि देख्नु भएको छैन त।
2: बड्डाचौर जानुभएको छ।
0: बड्डाचौर केही
2: खै? पूजा छ माइतीमा।
0: ए म त रिसाएर नै पो हिँड्नु भएको हो कि भन्ने लागिरहने।
2: होइन होइन,
0: त्यही त बेलुका नै आन्टीले कराइरहेको सुनेको थिएँ।
2: सधैँ त्यस्तै हो दाइ, तिनका आमा छोराको ताल त। कुन दिन म सबै छोडेर हिँडिदिन्छु अनि थाहा पाउँछु।

0: ल ल ल उता जा उता जा ल ए ल यो बच्चा हैन जिउमै चढ्न आयो त यो पाठो हैन उता जा भनेको ल हाँसेर बसे यो कुसुम त भनेको मनै मान्ने ल जा कुसुम लै जा
1: आऊ मुनु मुनु आऊ आऊ एता आऊ आऊ कस्तो रहेछ सबै पोते छर्छ
0: आज त पोते उनेर बसिसेस् नि नानी
1: एक्चुली आमा आमाले पोते चुडियो उन्न भ्याएन भन्नुभएको थियो अनि मैले हुँदिन लागेको
0: अब आमालाई पनि काम छोटिने तँलाई पनि यसो भविष्यमा काम लाग्ने काम सिकेकै राम्रो
1: एक्चुली आमा पनि
0: ल हेर अहिले अँ र ऊ गर्छे बिहा गरेर गएपछि योभन्दा प्यारो चिजहरू केही हुन्न हेर नानी अलिक दिनमा थाहा पाउनेछ है यो कुरा चाहिँ
1: के भन्नुभयो ठुली आमा मलाई बुझिन त
0: हरे बिहा गएर गएपछि थाहा पाउलिस् भने नि अनि खोइ तेरी आमा त देख्दिन

0: पानी लिन जानु भएको छ आमा
1: ल हेर, प्रेम कुमारीको पनि आयु चाहिँ लामै रहेछ है। भर्खर तिम्रो कुरा गरेको टुप्लुक्कै आइपुग्यो।
0: धारामा नुहाउने लुगा धुनेको भिड, पालो पाउने गाह्रो। बल्ल बल्ल एउटीको पालो मिचेर थापे।
1: ल हेर, यति एउटा पोते पनि उनिसकाएर हुन्छ यो कान्छीले।
2: उन्जेछु
1: खै, त्यो यता दिए म हुन्छु। पर जा त।
0: ओहो कान्छी, अलिकति पिठो चालेर राख है। भरे तेरो बुवाले ढिँडो खाने भन्नुभएको थियो, पिठो चालेर राख्छु भने भुस्सुकै बिर्सेछु।
2: मकैको पिठो
0: हो? भण्डार कोठाको ढोका पछाडि छ।
2: हस् लिनु आमा पोते।
0: त्यो पानीको गाग्रो पनि भित्रै राख है।
2: हस्
0: गुरुदेवी दिदी, हिजोदेखि तपाईँसँग कुरा गर्छु भने हेर्नु न, ब्याउँदै नभ्याएर।
3: अनि तिमीले सौगातको अगाडि कुरा नगर्नु भन्या भएर म पनि नआएको नि। सौगात निस्केको देखेपछि हत्तनपत्त आइहाले।
0: त्यही त, हेर्नु न, बहिनीको बिहेको कुरा गर्यो कि रिसाउँछ। बहिनीको बिहा गरिदिए घर छोडेर जान्छु भन्छ। के गर्ने गर्ने भने।
3: अब घुर्की लाउँछ नि, भोलि पर्सि बहिनी सुने सुने छपक्क भएको देखेपछि दङ्ग पर्छ।
0: त्यही त, हामीले नि त्यही नै ठानेछौँ। अनि कुरा अगाडि बढ्यो त दिदी, केटापट्टिकाले के भने?
3: अब सुन है प्रेम कुमारी, हाम्रो कुसुमलाई केटोले असाध्यै मन पराए रे। हेर्न दिएको फोटो आफैसँग राख्या छ अरे, बुझ्यौ?
0: हो र, मलाई त मन नपराउने हो कि भनेर डर नै लागेको थियो। त्यतिको राम्रो घर पछि पाइएला नपाइएला।
3: त्यही त, मलाई त केटाले हाम्रै कान्छीलाई मन पराउँछ जस्तो त लागेको थियो। मान्छे उताउली भए पनि राम्री छ कि मोरी।
0: उताउली पनि कहाँ छ र दिदी, व्यवहारमा नपस्या मान्छे अलिअलि अल्लारे त भइहाल्छ नि।
3: अब जस्ती भए पनि मान्छे चाहिँ भाग्य मानिरहेछ है कान्छी। बरु केटाले एकपटक भेटेर गफ गर्नु खोज्या छ अरे, बुझ्यौ?
0: ए, अनि कहिले भेटाउने होला त? सकेसम्म यही हप्तामै भेटाउन पाए टिका लगाइदिइहाल्नुहुन्थ्यो।
3: अनि तिमीहरूले कुसुमसँग चाहिँ बिहाको कुरा गरेको छौ कि छैनौ?
0: छैन दिदी, कुरा अगाडि बढेपछि भनौँला भनेर अहिलेसम्म थाहा नै दिएको छैन। फेरि सौगातले थाहा पाउने गरी कुरा गर्नु नि भएन।
3: ए प्रेम कुमारी, अब चाहिँ भन्नुपर्छ है। बरु छोरीलाई बोलाऊ त, म कुरा गर्छु।
0: हुन्छ दिदी।
1: कान्छी!
4: हजुर।
1: तल आ त।
0: मैले भनेको त केही नखाने भएको छ, त्यही भएर दिदीले अलि मिलाएर कुरा गर्नु न है दिदी।
3: ल ल।
1: किन बोलाउनु भएको आमा?
3: ए नानी, तसँग एउटा सल्लाह गर्नु छ, आइज यहाँ बस।
1: के सल्लाह?
3: हेर नानी, छोरी मान्छेले बिहा गरेर एक न एक दिन अर्काको घर जानै पर्छ। घर परिवार राम्रो पर्यो भने जिन्दगी राम्रो हुन्छ। तेरो लागि असाध्यै राम्रो घरबाट बिहाको कुरा आएको छ, बिहा गर्नुपर्छ है।
5: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ? यसको सही उत्तर हो मुनु शर्मा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत वीरगंजबाट राकेश सिंह, बर्दियाबाट प्रतिमा थारू, ओखलढुङ्गाबाट भूमिका भट्टराई र नुवाकोटबाट विपिन कुंवर विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, तपाईँले भर्खरै सुन्नु भएको नाटकको नाम के हो? प्रश्न फेरि एकपटक, तपाईँले भर्खरै सुन्नु भएको नाटकको नाम के हो?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 69
2: कति फोन गरे क्या हरिश, एकपटक नउठाएपछि उठाउन नमिल्ने रहेछ भने बुझ्नु पर्दैन।
3: कति कुरा गयो यार कुसुम, आधा घन्टा भइसक्यो।
2: हरिश, मेरो क्लास चलिरहेछ भने थाहा छैन तिमीलाई, भन्ने बित्तिकै निस्किन मिल्छ।
3: बिहानदेखि तिमीलाई म्यासेज गरेको गरेछु, म्यासेजको पनि रिप्लाई गर्दैनौ।
2: गर्छु भनेको त हो नि, एकछिन फुर्सद भएन के भन्नु।
3: जा अब, एउटा म्यासेजको रिप्लाई गर्न पनि नभ्याउने हुन्छ र भने सिधै भन न, कुरा गर्न मन लागेन भनेर।
2: ए हरिश, नचाहिने कुरा नगर न, बरु के कामले भेट्न आएको भन्नु छिटो, मलाई ढिलो हुन्छ।
3: अब अहिले नि मैले 5 म्यासेज पठाएँ, बल्ल बल्ल स्कुलबाट बाहिर निस्केको छु, 1 नबस्दै तिमीलाई ढिला भइसक्यो।
2: कस्तो कुरा नबुझेको के तिमीले, सरलाई टोइलेट जान्छु भनेर झुट बोलेर आइरहेको छु, धेरै बेर बस्नु मिल्छ म?
3: तिमीलाई थाहा छ कुसुम, तिमी आजभोलि अर्कै भएको छौ।
2: म किन त्यस्तो भएको त्यो चाहिँ थाहा छैन तिमीलाई।
3: हे ल्याङ नगर न यार, जा अब, त्यति कुराको लागि कति पटक सरी भनिसक्यो, सरीले मात्र हुँदैन हो तिमीलाई। ल भन, अरू के गरौँ, कान समातेर उठोस गरौँ।
2: म पर्दैन, तिमीले केही पनि गर्नु पर्दैन, अहिले मलाई ढिलो भयो म जान्छु।
3: कुसुम कस्तो रहेछ, नजाऊ न यार।
2: हे हरिश, बुझ न यार, हामी यसरी गफ गरेर बसे अहिले कसैले देख्यो भने अप्ठ्यारो पर्दैन भने। त्यसमाथि मैले तिमीलाई कति पटक भनिसकेँ मलाई स्कुलमा भेट्न नआऊ भनेर।
3: आज त तिमीलाई भेट्नै पर्ने काम थियो, त्यही भएर।
2: के काम?
3: तिमीसँग एउटा जरुरी कुरा गर्नु छ।
2: के? छिटो छिटो भन।
3: तिमीले बिहा गर्न लाग्यो?
2: ए बिहा कसले भन्यो फेरि तिमीलाई?
3: जसले भने पनि भन्यो, तिमी मलाई यो कुरा सही हो कि होइन भन त।
2: के नचाहिने कुरा गरे होला, मसँग यस्तो जेपाती कुरा नगर है हरिश।
3: तिमी मलाई हो कि होइन भन न पहिला।
2: मलाई कसैलाई यस्ता कुराको जवाब दिनु छैन बुझ्यौ, मेरो क्लास सकिने बेला भइसक्यो, म गए।
3: कुसुम!
2: ए हरिश, हात छोड मेरो।
3: मैले भन्दा छु कुसुम, तिमीले मलाई धोका दिन पाउँदैनौ।
2: हे भगवान्, तिमी किन यस्तो भएको हरिश, म अहिले नै बिहा गरेर जान लागिसके हो।
3: कुरा के हो भन न त मलाई।
2: हेर हरिश, मलाई अहिले कसैसँग बिहासा गर्नु नै छैन, मलाई आफ्नो करियर बनाउनु छ र त्यसैमा फोकस गर्नु छ बुझ्यौ।
3: अब फेरि रिसाएको तिमी?
2: होइन, म किन रिसाउने फेरि तिमीसँग।
3: हेर कुसुम, म तिमीलाई एकदम धेर माया गर्छु, तिमीसँग छुट्टिनु पऱ्यो भने त म बाँच्दिनँ होला कसम।
2: मैले पनि तिमीसँग छुट्टिन्छु भनेर भनेको छु र।
3: अनि तिमी किन मसँग टाढा टाढा भएको त?
2: अनि तिमीसँग भेटेको थाहा पायो भने घरमा हामीलाई गाली गर्नुहुन्न? झन् अस्ति डाङ्गी सरले समेत तिमी मलाई स्कुलमा भेट्न आउने कुरा घरमा लगेर सुनाइदिनु भएपछि आमाले मलाई झन्डै मार्नु भएको त्यो बेला।
3: तिम्रो परिवारलाई म मन नै पर्दैन हो?
2: खै थाहा छैन।
3: मेरो आमालाई तिमी मन नपर्ने, तिम्रो परिवारलाई म मन नपर्ने, यसरी त हामी एक हुनै सक्दैनौ होला है।
2: अब के गर्ने त, मन नपर्ने मान्छेलाई जबरजस्ती मन पराउ भन्न पनि सकिँदैन।
3: कुसुम, हाम्रो परिवारले हामीलाई छुट्याइदियो भने के गर्ने?
2: खै
3: कुसुम, यसरी दिनका दिन तनाव लिएर बस्नुभन्दा बरु तिमी र म भागौ, हाम भागेर गयो भने हामीलाई कसैले पनि छुटाउन सक्दैन।
4: ओहो, के हो केटा, खै खै हात यता गर त।
5: किन र?
4: अचेल त केटा औँठी सौठी लगाउन थाले जस्ता
5: मन लाग्यो त्यही भएर। खै तपाईँले त अचेल लगाएको देख्दिनँ त।
4: अचेल धेरै चिज देख्दैनस् त अहिले, यहाँ ब्रासलेट छैन अनि यो औँलामा औँठी छैन।
5: किन लाउन छोड्नु भएको त, लुक्स राम्रै देखिन्थ्यो त।
4: लुक्स मात्रै दिएर भएन नि भाउ, लगाउँदा आनन्द आउनु पऱ्यो क्या मनमा।
5: भनेको
4: अब त्यो औँठी ब्रासलेट कसले दिएको थाहा छैन तँलाई?
5: अब तपाईँलाई कसले कसले के दिन्छन् मलाई के थाहा त।
4: त्यो माघी मेलामा ब्रासलेट र औँठी कसले दिएको बिर्सिस् तैँले?
5: ए सरलाले दिएको भएर पो।
4: अनि अझै पनि त्यसले दिएको चिज लगाएर राख्यो नि त।
5: बल्ल बुझे, अनि कानमा त टप लगाइराख्नु भएको छ त फेरि।
4: टप चाहिँ त्यसँग सम्बन्धित होइन नि केटा,
5: तपाईँको सम्बन्धहरू नि बुझि नसक्नु छ।
4: त्यस्तो साह्रो पनि केही छैन है, सबैको आफ्नो केही न केही विशेषता त भइहाल्छ नि। ए साँच्ची, त्यहाँदेखि बिहान बिहानै फोन गरेर तपाईँकोतिर कोठा छ भने खोज्नु पऱ्यो दाई भन्थिस् त, कसको लागि हो?
5: आफैलाई हो दाई, छैन त्यतातिर।
4: अनि तेरो कोठा चाहिँ के भयो?
5: त्यो घरबेटी बुढाले कराएर हैरान पारिसकेको छ क्या, त्यसको घरै छोडिदियो जस्तो लागिरह।
4: किन करायो त्यो बुढो?
5: अचेल के बाना नै चाहिँदैन, लास्टै गराउँछ। एक त घरबाट भएन भनेर कराइरहेको थियो, झन् हिजो बेलुकाको कुराले फेरि हुनु नहुनु भएको छ त्यसलाई।
4: के भएर हिजो?
5: हिजो भएको थियो हल्का हल्का,
4: भन्न मलाई। यसले फेरि बिचमै कुरा लुकाउँछ र के कुरै गर्न मन लाग्दैन भने भन् त, के भएको थियो?
5: हिजो ऊ आएको थियो क्या, उसैलाई देखेर एकदम रिसाइरहेको छ बुढो।
4: अब फेरि के अ आ इ उ ऊ गर्न थाल्यो फेरि, ऊ भनेको नाम छैन
5: डिम्पल आएको थियो क्या।
4: त्यस्तो पो
5: तपाईँ फेरि ऊ गर्दै जिस्काउनु लाग्नुभयो क्या दाइ फेरि।
4: ल ल केही भन्दैन भन, अरू के भयो?
5: अब त्यो डिम्पललाई बुढोले मेरो कोठामा देखेपछि उसलाई अरू के नै हुनु पर्यो र।
4: ल बधाई छ, जीवनको पहिलो अनुभव गरिछ त, खुब रमाइलो भयो होला है।
5: के रमाइलो भन्ने, अब डिम्पलको अगाडि लास्टै बेइज्जत गरेर छाडे साला बुढाले।
4: यिनीहरू बजारमा घर छ भनेर अरूलाई मान्छे गन्दैनन् यार।
5: त्यही त दाई, मैले डिम्पललाई लैजाँदा उसको छोरी बिग्रियो अरे, आज बिहान त त्यही भनेर पो कराइरहेको रहेछ बुढो त।
4: ए यो घरबेटीहरू जहाँको पनि यस्तै हो भने, एक दिन उसैको छोरी उडाइदियो नि त, अनि के भनेर कराउनु रहेछ। त्यो मुला बुढोलाई अरू आएको गएको के सेवा गरिरहनु पर्छ भने।
5: त्यही त दाई,
4: तैँले पनि डरो जवाब दिनुहोस् त, त्यस्ताको घरमा म हुनुपर्ने।
5: जो बसे पनि त्यस्तै हो त्यो बुढो, तपाईँ बसे भए त झन् अहिलेसम्म सामान सबै बाहिर फालिदिएर लखट्थ्यो होला।
4: लखेट्थ्यो कि लखेटिन्थ्यो बुढो, त्यसले उही पहिलाको जमाना जस्तो सोचे होला होइन।
5: आज त अझ, अबदेखि यसरी केटी लिएर आयो भने सोझै सामान प्याक गरेर घरबाट निकालिदिन्छु पो भन्छ बा।
4: अब त्यही तोरी बुढोले भन्यो भनेर कसैलाई कोठामा नलैजाने भन्ने नि हुन्छ त। भोलि तेरै कलेजको केटीहरू कोठामा आयो भने के गर्छस्?
2: होइन के भन्छ यसले, लहेर यो उमेरमै
6: खाना खानु मन पटक्कै छैन, पेट ढाड टाउको दुखिरहेछ, अनि डिङ्गाटा पनि लागिरहेछ।
2: रगत धेरै बगेको छ?
6: छैन अलिअलि मात्र।
2: छोरी तिमी महिनावारी भयो मिन्स भन्छन् नि, थाहा छ?
6: थाहा छ।
2: अब तिमी केही दिन छुट्टै कोठामा बस है।
6: छुट्टै किन मामु?
2: किनकि यस्तै चलन छ हाम्रो समाजमा।
6: हजुर सँगसँगै बस्दा के हुन्छ र, मलाई एक्लै बस्नु डर लाग्छ कि मामु।
2: तरुनी भइसकेको थाहा छैन डर लाग्छ भन्छ।
7: होइन के कुरा हो तिम्रो आमा छोरीको, को तरुनी भयो?
2: केही होइन, तिमी जोयसीलाई पढौ न, हामी आमा छोरीको कुरा हो कि।
7: अघिदेखि विचार गरिरहेको छु, खासखुस खासखुस पनि निकै छ, अनि के लुकायो हो तिमीहरूले मसँग?
2: तिमी जाऊ छोरी पल्लो कोठामा।
7: किन पल्लो कोठामा जाने, के बिठाई गरे हो तिमीले?
2: बिटाई सिटाइ होइन छोरी, तरुनी भई। अब
7: तरुनी भई तरुनी भई, उमेर बढ्दै गएपछि जो पनि किशोर किशोरी युवा वयस्क वृद्ध हुन्छन् नि त।
2: कस्तो कुरा नबुझेको होला के, महिनावारी भयो लजु।
7: ल बधाई छ छोरी, छोरी महिनावारी भई भन्न पनि कति अप्ठ्यारो मानेको के ललिता तिमीले।
2: बाउलाई पनि यस्तो कुरा सिधै कसरी भन्ने त नि,
7: यसमा के अप्ठ्यारो, तिमी पनि त हुन्छौ घरमा बार्ने डेरामा नबार्ने गरेको कति वर्ष भयो होइन र। छोरी यहाँ बस्छ तिमी, आऊ यहाँ आऊ। महिनावारी भनेको प्राकृतिक परिवर्तन हो नि।
8: महिनावारी दादा, के हो महिनावारी भनेको, के फल छ त्यसमा?
2: त्यसलाई चासो हुन्छ फेरि हरेक कुरामा।
7: महिनावारी भनेको छोरी मान्छेमा हुने एउटा शारीरिक परिवर्तन हो।
8: महिनावारी महिनावारी
2: म त 15 वर्ष लागेपछि मात्र भएको थिएँ त।
7: सामान्य कुरा हो कि यो ललिता, प्राय 12 देखि 15 वर्षको उमेरमा सुरु हुन्छ, कोही कोही त 8 वर्षदेखि नै हुन्छन् नि त।
2: जुत्ता मोजा समेत अरूले लगाइदिनु पर्ने उमेरमा, महिनावारी भएपछि अब कति दुःख पाउने हो।
7: त्यो त सिकाउनु पर्यो नि हामीले, यस्तो बेलामा सरसफाइमा कसरी ध्यान दिने, शरीरमा आउने परिवर्तनलाई कसरी चिन्ने, तिमीले र मैले भन्नु परेन उसलाई?
2: बाउले नै सिकाउन सबै कुरा, लाज हुँदैन।
7: लौ के को लाज, लजो म तिमीलाई आफूले थाहा भएको सबै कुरा सिकाउँछु है त।
2: महिनावारीको कुरा त तिमीलाई भन्दा पनि बढी हामीलाई थाहा हुन्छ नि फेरि।
7: उसो भए तिमी नै भन नि त ललदालु।
2: ल सुन लजु, महिनावारी हुँदा रगत बग्छ, अनि रगत बग्ने कुरामा चाहिँ ध्यान दिनुपर्छ है, नत्र फेरि लुगामा लागेर फोहोर देखिन्छ। प्राय पहिलो र दोस्रो दिनमा चाहिँ अलि बढी रगत बग्छ।
8: मलाई अलिअलि थाहा छ कि मामु, मैले गुगलमा हेरेर र स्कुलमा मिसले सिकाएर प्याड चेन्ज गर्ने कुराहरू सिकिसके। हाम्रो स्कुलमा त भेन्डर मसिन पनि छ।
7: देख्यो त ललिता, स्मार्ट जेनेरेसन भनेको यो।
2: अनि अर्को कुरा लजु, महिनावारी भएको पहिलो वर्ष कहिलेकाहीँ महिनावारी रोकिने वा अर्को महिनावारी हुन 1 महिनाभन्दा बढी समय पनि लाग्न सक्छ, बुझ्यौ?
8: गेम खेल्दा रगत बगेर गाह्रो हुन्छ हो मामु।
2: त्यस्तै 5 देखि 7 दिनसम्म रगत बग्न सक्छ, फेरि प्राय केटीहरूलाई महिनावारी भएको सुरु दिन अलि बढी पेट दुख्ने रगत बग्ने भएकाले चाहिँ गेम खेल्न अलि गाह्रो हुन्छ, नत्र फरक पर्दैन।
8: मेरो नि पेट दुख्या छ।
2: ल पख, म मन तातो पानी दिन्छु अनि खाएर आराम गर्नु है, ठिक हुन्छ बिस्तारै।
7: छोरी, महिनावारी बारेमा हाम्रो गाउँघरमा धेरै भ्रमहरू छन्, तिमीलाई पनि त्यस्ता नचाहिने कुराहरू सुनाउलान् कतिले, नपत्याउनु नि।
8: कस्तो कस्तो भ्रमको कुरा बाबा? छुई बाँड्ने भने जस्तै हो।
7: अँ, अझ अरू पनि छन् नि। अब जस्तै कि महिनावारी एउटा समस्या हो भन्छन्, महिनावारी अपवित्र अवस्था हो रे, पहिलो पटक महिनावारी हुँदा कसैलाई भन्नुहुन्न रे, अब घामको मुख समेत हेर्नुहुन्न, गोठमा बस्नुपर्छ भन्छन्, हो यस्तो यस्तो कुराहरू चाहिँ नसुन्नु है छोरी।
2: नपत्याएर के गर्नु? भोलि निमकली बुढी माउले थाहा पाइन् भने नि मेरो घरै अपवित्र भयो भनेर छाउकोटमा धपाउन आउँछिन्, हेर्दै जाऊ न
7: भो। रूढिवादी कुरा त जसले भने पनि विरोध गर्नुपर्छ। तिमी छोरीलाई महिनावारीको सरसफाइको कुरा सिकाऊ, म उसलाई कुरीति र त्यसको विरोध गर्न सिकाउँछु।
2: अरू कुरा छोड, निमकली आमाले न्यु खोज्छिन् नि, अनि त्यो कुरामा कसरी जुत्छौ तिमी?
7: तिमीले अफिसमा म आज महिनावारी भए भनेर गार्डदेखि क्यासियर सबैलाई भन्दै हिँड्छौ हो?
2: के भनेको होला, यो त निजी कुरा हो नि, दुनियाँलाई सुनाउनु जरुरी छ र?
7: हो, अनि यो पनि त निमकली रामकली श्यामकली च्यामकलीलाई भन्न जरुरी छैन नि, न त यो बार्न नै जरुरी छ। सरसफाई र खानपिनमा ध्यान देऊ, बिसन्चो हुँदा आराम गर, बुझ्यौ नि छोरी?
8: बुझे बाबा।
2: मैले त तिमी आदर्शवादी कुरा मात्र गर्छौ कि व्यवहारमा पनि साँच्चीकै खुल्ला छौ भनेर बुझ्न मात्र यति प्रश्न गरेको नि फेरि।
7: के रे, तिमीले परीक्षा पो लिएको मेरो ललिता?
2: हो नि, म आफैले भोगेको बोझ र पीडा छोरीलाई पनि थुपारौला त। हाम्रो परिवार आजैबाट छाउपडी मुक्त परिवार भयो। यो कुरा पछि बुबा आमाको घर जाँदा मिलाउने जिम्मा पनि तिम्रै हुने जगत, सक्छौ नि।
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
9: गत हप्ता सोधेको प्रश्न थियो, नाटकमा सरलाले कसलाई झापड हानिन्? यसको सही उत्तर हो विवेकलाई। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बैतडीबाट चन्द्रकला नायक, बाँकेबाट लाले थारू, कैलालीबाट अशोक चौधरी र सिन्धुपाल्चोकबाट मिना तामाङ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, उत्सव किसाली रंगमतीको विवाह कोसँग भएको हो? प्रश्न फेरि एकपटक, उत्सव किसाली रंगमतीको विवाह कोसँग भएको हो?
10: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 23।
2: ल खुसबु, तिमी कन्टिन्यू गर, म गएँ।
1: खासमा म चाहिँ टिचिङ प्र्याक्टिसको लागि तिमीहरूको कक्षामा पढाउन आएको
3: हो।
1: नबोलाउ एकछिन, मलाई त धेरैजनाले चिन्नुहुन्छ होला पक्कै पनि। जसले चिन्नु हुँदैन उहाँको लागि चाहिँ मेरो परिचय हो। नाम खुसबु खत्री, मेरो घर यही विलासनगर वडा नम्बर 5 पर्छ र म चाहिँ यही कलेजको ब्याचलर स्टुडेन्ट। पछाडि के को खास खुस हो, के हो कि सर? यता पढाइमा ध्यान दिने। 21 पाठ राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरू, शीर्षक विश्वकप क्रिकेट।
2: आज विश्वकप क्रिकेटका बारेमा पढ्ने हो?
1: सबै बोर्डमा लेखेको छ त, बोर्डमा हेर न। साइलेन्ट ल, सबैजनाले 218 पेज पल्टाउनुहोस् त। पल्टाउनु भयो नि,
4: यस्तो पनि के पढ्ने यार?
1: किन किसन, पढ्न मन छैन? पढ्न मन छैन भने
4: होइन, यस्तो त सिम्पल के पढ्ने भनेर मात्रै।
1: ए, सिम्पल भयो। ल, यो आइसिसी भने के हो भन त, यसको फुल फर्म थाहा छ तिमीलाई?
4: यो आइसिसी चाहिँ सुनेर हो, तर फुल फर्म चाहिँ खासै याद गरिएन मिस।
1: अनि के, कसरी सिम्पल भयो?
4: मेरो मतलब यो क्रिकेट क्या?
1: मैले पनि त्यसैबाट सोधेको, पढाइमा चाहिँ ध्यान नदिने अनि सिम्पल हुन्छ। बस, सबैलाई भन्दैछु पढाइमा ध्यान दिने।
2: ल ल पढौ।
1: ओके, आजको कक्षा म यही आइसिसीबाट सुरु गर्छु। यो आई भनेको इन्टरनेसनल, सी भनेको क्रिकेट, र अर्को सी भनेको चाहिँ काउन्सिल। भनेपछि के भयो त?
5: इन्टरनेसनल क्रिकेट काउन्सिल।
1: ओके, अब यसको नेपाली के हुन्छ त?
2: अन्तर्राष्ट्रिय क्रिकेट परिषद।
1: यस, यु आर राइट आयुष। बुकमा बताए जस्तै यो अन्तर्राष्ट्रिय क्रिकेट परिषद अर्थात् आइसिसीले प्रत्येक 4 वर्षमा खेलको आयोजना गरेको हुन्छ, र यो खेललाई विश्वका सबैभन्दा धेरै मान्छेले हेर्ने खेलको रूपमा पनि लिइन्छ।
4: मलाई त यो क्रिकेट भन्दा फुटबल नै मनपर्छ भने
1: मैले सोधेको छु। अनि यो खेलको इतिहासलाई हेर्ने हो भने अहिलेसम्म यस प्रतियोगिताबाट अस्ट्रेलियाले सबैभन्दा धेरै विजय हात पारेको पनि छ। हालसालै भएको T20 विश्वकप पनि कसले जित्यो त?
4: अस्ट्रेलियाले।
1: एकछिन है, यता ध्यान दिने, ध्यान दिने। कसको फोन बजिरहेछ यहाँ? किन चुप लाग्यो? कसको मोबाइल हो यो भर्खर बज्या?
4: खै, छैन कसैको बज्या।
1: छ कि छैन थाहा छ मलाई, क्लासमा मोबाइल चलाएर बस्ने। खै जनक, तिमी उठ त।
6: मैले बोकेकै छैन, मेरो होइन।
1: कसको हो त अनि?
6: आयुषको होला नि।
2: मेरो होइन होला, मैले मोबाइल चलाएकै छैन।
1: यही बजिरहेछ, खै देऊ छिटो।
2: ए, बिलिभ गर न, मेरो होइन।
1: गरिसके बिलिभ, यही त बजिरहेछ, खै देऊ छिटो।
2: यो खासमा
1: के? खासमा लाज लाग्दैन क्लासमा बसेर च्याट गर्ने?
2: मैले च्याट गरेकै छैन।
1: के रे, अझ झुट बोलिरहेछ। पढेर सुनाइदेऊ के छ च्याटमा।
4: भइहाल्यो नि खुसबु, अब एकपटकलाई देऊ न। अब आयुषले त्यस्तो गर्दैन के?
1: चुप, नचाहिने कुरामा सपोर्ट गरेको चाहिँ फेरि मलाई मन पर्दैन है।
4: हो मिस, हो।
1: कक्षाभित्र मोबाइल खेलाउने?
4: तैपनि एक चान्स भनेर नि।
1: एक चान्स न दुई चान्स? पढाइमा ध्यान छैन, खाली मोबाइलमा झुन्डेको छ, यही हो अनुशासन?
2: अब यस्तो हुँदैन, एकपटकलाई देऊ न।
1: अब म यो सोझै सरलाई दिन्छु, उतै सरसँग गएर माग्ने।
2: त्यस्तो नभन न खुसबु, त्यसमा मेरो धेरै कुरा छ कि, मेरो त सब बर्बाद हुन्छ यार। प्लिज खुसबु बुझ न।
7: ललिता, बिजी छौ क्या?
8: अरे जगत, औ बस न। अनि एकैछिन यहाँ
7: यसो बाटो परेको थियो, त्यही भएर पसेको नि।
8: अनि खाजा खायौ त?
7: खाए। तिमीले खायौ?
8: मैले नि भर्खरै खाएँ। अनि कहाँ गएर आएको तिमी?
7: त्यही पालिकासम्म, अध्यक्षले भेट्न बोलाएको थियो कि।
8: एकैछिन ल। हेलो, हजुर सर, नमस्ते। हजुर सर, ठिकै छ, राम्रो भइरहेछ। हजुर, ए ओके सर, हस् हुन्छ। एकैछिन है जगत, म आइहालेँ, अर्जेन्ट काम पऱ्यो कि। अफिसका केही पोलिसीहरू रिभाइज भएछ, त्यही कुरा अपडेट गराइदिनु पऱ्यो कि।
7: ए हुन्छ हुन्छ, गएर आउन।
3: एक्सक्युज मी, गुड आफ्टरनुन म्याम।
8: यस, गुड आफ्टरनुन बिदुरजी।
3: बिजी हुनुहुन्छ कि? साना काम थियो।
8: ए एकैछिन, बाहिर निस्किनु छ, बरु दुईजना कुरा गर्दै गर्नु न है। ऊ चाहिँ मेरो हस्बेन्ड हो, म आइहाल्छु, बस्दै गर्नु ल।
3: हस् म्याम। नमस्ते सर, म बिद्रु खतिवडा, यहीँको स्टाफ।
7: ए नमस्ते, मेरो नाम चाहिँ जगत ठकुरी।
3: जगत ठकुरी भनेको त्यही जगत ठकुरी पर्नुभयो कि के हो?
7: कुन चाहिँ जगत ठकुरी भन्नुभयो र तपाईँले?
3: आर्टिकलहरू लेख्ने जगत ठकुरी।
7: हजुर हजुर, मै हो। पढ्नु भएको थियो र तपाईँले?
3: अँ, धेरैवटा पढेको छु नि सर। त्यो बच्चाको बारेमा लेखेको आर्टिकल थियो नि,
7: हजुर,
3: त्यो चाहिँ साह्रै मन परेको थियो सर।
7: ए हो,
3: अनि आजकल लेख्नु भएको छैन?
7: हजुर, अहिले खासै छैन, टाइम पनि मिलिरहेको छैन, त्यही भएर।
3: अनि सर, काम चाहिँ के गर्नुहुन्छ?
7: अहिले नयाँ उपन्यासमा काम गर्दैछु।
3: ए, उपन्यासहरू पनि लेख्नुहुन्छ?
7: हजुर।
3: साहित्य मलाई पनि मनपर्छ सर, कविताहरू चाहिँ म पनि लेख्छु फुर्सदको समयमा।
7: ए हो र, एकदम खुसी लाग्यो।
3: खासमा सरको जब चाहिँ केमा हो?
7: यही राइटिङमा हो।
3: ए ए, मेरो सल्लाह मान्नुहुन्छ भने यसो राम्रो ठाउँ मिल्यो भने त काम गर्दा हुन्छ नि। ललिता म्यामको हस्बेन्ड जस्तो मान्छे बेकामै भएर बसेको भन्दा चाहिँ अलिक नसुहाउने कुरा हो सर। अब यो लेख्ने भन्ने कुरा चाहिँ फुर्सद मिल्दा गर्ने कुरा हो नि, होइन र सर?
8: बिदुरजी, के थियो भन्नु त?
3: हजुर म्याम, त्यो फुर्कोटको क्लाइन्टले लोन सेम इन्ट्रेस्टमा ऋणको विषयमा डिबेट गर्दै थियो म्याम।
8: अहिले त्यसको टेन्सन नलिनु, अब पोलिसीमा पनि चेन्ज भएको छ, त्यही भएर एकपटक बसेर कुरा गर्ने भन्नुभएको थियो, भनिदिनु न।
3: हस् म्याम। अनि म्याम, त्यो अस्ति कुरा गरेको थिएँ नि अशोकजीको फाइल।
8: ए ठिक, यही छोडिराखिदिनु, म हेरौँला है।
3: हस् म्याम।
8: अरू केही छ त?
3: अहिले त छैन। हुन्छ म्याम, हस् जग्गा सर, तपाईँसँग भेटेर खुसी लाग्यो, फेरि मौका मिल्यो भने थप कुरा गरौँला नि।
7: ए हुन्छ नि। मान्छे नि थरी थरीको भेटिन्छन्।
8: के भयो?
7: के होइन, मान्छे एकदम रमाइलो खालको रहेछ, मलाई पनि जब गर्नुपर्छ है भन्दै थियो।
8: ए हो र, कहिलेकाहीँ त मलाई यो मान्छे हाम्रो त्यो उसा बाबु जस्तै लाग्छ, कुरा गर्ने तौर तरिकाहरू है।
7: तिमीले ठिक भने, एकदम ठिक भने।
8: ए अनि साँच्ची हिजो के भएको भने उसबकोमा?
7: के हुनु, त्यही बुढाबुढी फेरि झगडा गरेको छन्, सम्झायो उल्टै बटारेको कुरा गर्छ। यस्तै ताल गऱ्यो भने ललिता, त्यो उत्सवले त नराम्रोसँग दुःख पाउने देखाएको छु मैले त।

0: राखा।
1: घाँस खाए अनुसारको दुध दिए पो हुन्थ्यो।
2: होइन, एक गाउँ पानी ल्याउन पनि कति बेर लगाएको?
0: बाटोको धारो धेरै भिड रहेछ, ऊ तल सधैँ पुगेर आएको।
2: अनि पानी ट्याङ्की बनाउने कुरा कहाँ पुग्यो त?
0: समिति गठन गरियो, अब ट्याङ्की कहाँ बनाउने भन्ने चाहिँ भोलिको छलफलमा टुङ्गो लाग्छ होला।
2: त्यसपछि त ओडाले पनि काम थाल्छ होला।
0: थाल्न परिगयो नि बुवा, जेमा पनि ढिलासुस्ती गरेर हुन्छ।
2: आइया, एकछिन दुध दुन्जेल पनि टुक्रुक्क बस्न नसक्ने भए।
1: खै त फिर्का दे त सौगात।
0: ए लिनु
1: नचल न, कति चलेको यो गाई पनि।
0: आज दुध पकार्नलाई बाछी भएन, त्यही भएर होला नि। साँच्ची बाछीको पैसा कहिले दिन्छन् रे?
1: दुई चार दिनमा दिन्छु भन्थे, खबर त केही गरेको छैन। यो हप्तासम्म देलान् कि?
0: ए साँच्ची तपाईँले उता केटापट्टितिर खबर गरिदिनु भयो त क्या?
3: के खबर?
0: हामी अहिले कुसुमको बिहे गर्दैनौँ भनेर खबर गरिदिनु भयो त भने।
3: ए छैन।
0: किन नि? भनेको एक हप्ता भइसक्यो, जब एउटा फोन गर्नलाई पनि त्यत्रो समय लाग्छ।
1: त कस्तो कुरा बुझ्दैन सौगात, केटाको घर परिवार सबै राम्रो छ, कसरी नाइ भन्ने? ल भन् त।
0: मैले कतिपटक भनिसकेँ बिहा, हाम्रो कान्छीको बिहा गर्ने उमेर भएको छैन भनेर।
1: हेर्न यसको कुरा, 15 वर्ष कि भइसक्यो हाम्रो कान्छी, हाम्रो पालामा तँ उमेरमा छोरछोरी जन्माइसक्थ्यो।
0: जे कुरामा पनि हाम्रो पालामा भनेर हुन्छ त बुवा, राम्रो कुराहरू पो सँगसँगै लिएर जाने हो त, नहुने कुरालाई पनि पछ्याएर हुन्छ? यसले कस्तो असर पर्छ सोच्नु पर्दैन बुवा।
1: के असर गर्ने हो र? बरु बेलैमै व्यवहारमा पऱ्यो भने मान्छे बिग्रन पाउँदैन।
0: सानैमा बिहा गरे मान्छे सप्रने नगरे बिग्रने हुँदैन क्या बुवा? ठुला गरे घनश्याम दाइले हेर्नु त, दुईवटा छोरछोरीको भाउ बिहानदेखि हल्लिएर हिँडिरहेको देख्नु भएको छैन?
1: ऊ जस्तो भए पनि उसकी स्वाइनीले घर व्यवहार सम्हालेकै छ, बेलैमा छोरछोरी हुर्काइहाल्यो। आमाको साथी त भएको छन् नि, चिचीलाई छोरछोरी भइदिएको भए झन् कति दुःख हुन्थ्यो त्यो सरलालाई भन् त।
0: उनको सुख दुःख त उनलाई नै थाहा होला, बाहिरबाट हेरेर थाहा हुन्न बुवा। बरु तपाईँ खबर गर्नुहुन्न भने मलाई नम्बर दिनुहोस्, म आफै फोन गर्छु। तर कुसुमको बिहे चाहिँ गर्न दिन्न।
1: तँ कस्तो जिद्दी भएको सौगात, बहिनीको बिहा नगरिदिएर सधैँ आफैसँग राख्छु भनेर हुन्छ?
0: मैले कान्छीको बिहा गरिदिँदै नगर्ने भने हो बुवा, अहिले पो नगर्ने भने। अहिले कान्छी सानै छ, त्यसको बिहा गर्ने बेला भएको छैन।
1: एक न एक दिन त बिहा गरेर पठाउनै पर्छ, एक दुई वर्ष तलमाथि भएर के हुन्छ? राम्रो घरबाट कुरा आएको बेलामा नदिएर भोलि मिराले जस्तै नाक काटेर गयो भने के गर्छस्?
0: मिरा दिदीले जस्तै कुसुमले पनि गर्छ नै भन्ने छैन नि बुवा।
1: भोलि कसले देखाएको छ भन् त? आफैले केटो खोजेर बिहा गरेर पठाइदिन पाए त ढुक्क त हुन्छ, छोरीको सुख देख्न पाए कालै आए नि पिर हुन्थेन।
0: बिहा गरेर दिँदैमा कान्छीले सुखै पाउँछ भन्ने त छैन नि बुवा, बरु लेखापढी सकेर आफ्नो खुट्टामा उभिन सके भने चाहिँ सुख पाउली कि?
1: तैँले भने जस्तो हुनलाई तेरी बहिनी पढ्न पनि जानु पर्यो, त्यो स्कुल नगएको कति भयो थाहा छैन तँलाई?
0: अल्लाह छे, कति कुरा बुझेकी छैन, मैले सम्झाइरहेको छु, बिस्तारै गइहाल्छ त।
1: खै के हो के, बिहा गरिदिइहालौँ भनेर तेरी आमा कराएको करै छ, बिहा नगरिदे भनेर तँ कराउ, म बुढाले कसको कुरा सुन्नु र तैँ भन् त?
0: आमाले भनेर मात्रै हुन्छ र, जसको बिहे गरिदिन लागे हो उसैलाई केही थाहा छैन। तपाईँहरूले भन्दैमा कुसुमले चाहिँ बिहे गर्न मान्छे जस्तो लाग्छ?
4: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ? यसको सही उत्तर हो कुसुमको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट मन्दिर चौधरी, बैतडीबाट शर्मिला विष्ट, रोल्पाबाट ललिता मगर र सोलुखुम्बुबाट एम कुमार घिसिङ विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ? प्रश्न फेरि एक पटक, गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 71।
2: ओए आयुष, एकछिन पछि त यो बेडलाई कचक कचक पार्ने होला है। यस बेलासम्म मान्छे त आएकै छैन, के पार्ने भन्छस् त? आज पनि पहिले जस्तै लास्टमा त्यसै फर्किन त हुन्न नि।
3: ए आउँछे हो आउँछे, अब आयुषले बोलाएपछि डिम्पल नआउने हुन्छ त? यस्तो राम्रो हिरो छाडेर अन्त कहाँ जान्छ त्यो?
2: अनि घण्टाको हिसाबमा कोठा ल्याऊ, काम भइहाल्छ भने होइन? एक घण्टा बित्नु थाल्यो, पुरै समय बित्दासम्म पनि आइन भने?
3: आइन भने तल काउन्टरमा जाने, फेरि दुई घण्टा थप्ने, पैसा तिर्ने, आउने। तँ चिन्ता नगर्न, तेरो साथी छँदैछ त यहाँ।
2: त्यो पैसा मात्रै थप्दै बस्दै गर्नु त होला नि।
3: ए अझै एक घण्टा छ कि, किन आत्तिको त? अहिले डिम्पल आएपछि तिन मिनटमै कार्यक्रम सकिहाल्ने होला, बेकार आतिन्छ भने। बरु फोन गरेर एउटा अर्को साथी पनि लिएर आऊ भन्न।
2: यहाँ फोन उठाएर आफै आउँछु भन्दै त कति, अन्त साथी ल्याउने कुरा पो गर्छ।
3: हो आयुष,
2: के भयो फेरि?
3: आखिर त्यो तेरो गर्लफ्रेन्ड पनि होइन क्यारे, कि टु इन वान गर्ने हो? तँलाई पनि खर्च कम पर्छ क्यारे।
2: ल मुला, होइन आज त किन यस्तो कुरा गरिरहेको छ?
3: म नि हल्का रमाइलो गरौँ भनेर नि। मिलाइदेन,
2: तेरि वेटर बोयलाई बोला नि त, अटो चढेर एकैछिनमा आइहाल्छ नि।
3: त्यसलाई बोलाएर कि फेरि झापड खानु छ र?
2: तँ त्यस्तै छस् त, जोसँग बोल्यो उसीसँग झापड खान्छस्।
3: तँ पनि केही फरक छैनस्, धन्न कहाँबाट डिम्पल फेला परेछ र मात्रै।
2: ए ओए चुलाक चुलाक, डिम्पलको फोन आइरह।
3: ए ल ल, मिलाएर कुरा गर है, मेरो लागि पनि कोही छ भने ल्याऊ भन है।
2: हेलो, डिम्पल, म यतै होटेलमै, कहाँ हो तिमी? ए ल ल, तिमी त्यहाँ काउन्टर अगाडि बस्दै गर, म माथिबाट आउँछु है। ल ल ल,
3: आइसक्यो रहेछ।
2: त पछाडिबाट निस्के, उसले थाहा नपाउने गरी, म उसलाई लिएर आउँछु।
3: ल ल, नडराई बस, म छु।
2: अनि आफ्नो ड्युटी राम्रोसँग गरेस् न, फेरि पुलिस आयो भने सिग्नल गरिहालेस् है, नभए मिस कल दिने हुन्छ, म थाहा पाइहाल्छु।
3: अनि हेलमेट ल्याएछस् कि छैनस् त?
2: के हेलमेट भन्छ?
3: लगाउनु पर्दैन हेलमेट के?
4: कन्डम भन्या
2: छैन, त्यस्तो चाहिँदैन के, त्यस्तो लगाएर रियल फिल आउँदैन।
3: यत्रो खर्च गरेको छस् ल, अहिले त्यो डिम्पलले त्यो नभई हुँदैन भन्यो भने क्यार छस्?

0: होइन, यो लामखुट्टे पनि कति आउँछन् भने लज्जा तलाई कति खान्छ सरकारको रगत। यी लामखुट्टेहरू पहिला पहिला विलासनगरतिर गर्मी हुने ठाउँमा मात्र देखिन्थे, अहिले त यी माझकोटमै। के भा हो, यसो हेर्दाखेरि त आमा कुन दिन चङ्खेलीका टुप्पोमै पुग्छन् यी साँडाहरू।
1: मच्छर चङ्खेलीका चुचुरामा पुग्ने त कुन्नी। उता हेर, तेरो छोरो चाहिँ रेलिङ माथि पुगिसक्यो।
0: बाबु के गरेको त्यस्तो, त्यहाँबाट खच्छ फेरि तिम्रो ढाड भाँचिन्छ। यता
2: लड्दिन, म यो भन्दा नि स्कुलमा कस डेन्जर डेन्जर ठाउँमा जान्छु।
1: अरू चाहिँ स्कुल पढ्न जान्छन् के रे, के भनेदेखि त चाहिँ यस्तै बाँदर जस्तै चटक देखाउन त जान्छस् नि।
3: रमा, ए आमा सुन्नुहोस् न।
1: होइन, के उल्का गरिस् र, बाह्र हात उफ्रेको छस् त।
3: के भएन भन्नु न, छोरी पूर्णिकाले मलाई बोलाए नि, टक्क लाएर कस्तरी बाबा भने कि आज।
0: यी हो र,
1: म त के न होला भनेको।
3: के न त हो नि, छोरीले पहिलो पटक मलाई बाबा भनेर बोलाए, सुनिस् सन्देश।
2: मलाई पनि अस्ति नै दादा भनेको नि बहिनीले।
1: ए हो, तिमीहरूलाई भन्दा पहिले मलाई त आमा आमा भनेर बोलाइसकी।
3: ए हो र भने।
0: मलाई पनि मम्मा मम्मा भन्छ त।
3: झन् क्या दङ्ग परेर छोरीले पहिलो पटक बाबा भनेको कुरा सुनाउँछ भनेको, सबैले उडेरहेछ मलाई। अब हुँदा हुँदा यो सन्देश समेत उडेरहेछ त।
0: उडाएको होइन कि उत्सव, अब छोरीको बोल्ने बेला भएको छ। अलिअलि हाहा हु गरेको कुरालाई तिमीले छोरीले बोलाए जस्तो ठानेको हो कि। होइन छोरी,
1: उसो भए फेरि भन्न लगा न त। खै खै भन्न लगा त।
4: ले मेरी छोली बाबा भन्दै फेरि एकपटक, यिनीहरूले पत्याएन नि मेरो कुला, तिमी आफै सुनाइदेऊ त छोरी। बोल्दै न छोरी,
3: बोल्दैन त फेरि
4: छोरी बुढीका।
3: सानीले त कसैको अनुहार पनि हेर्दिन, अनि आवाज आएतिर पनि रेस्पोन्स नै गर्दिन। आमा, छोरीले कसैको अनुहार पनि चिने जस्तो गरेर हेर्दै हेर्दिन भने किन होला।
1: नत्र अहिले नै बोल्ने दोहोरो कुराकानी गर्ने अनुहार चिन्ने हुन्छ त यसका कुरा पनि।
3: तैपनि दिनदिनै देखिरहने अनुहार त चिन्ने, हेरेर फिस हाँस्ने बेला त भयो नि, होइन र भने। यो त हाँस्दा कता हो कता टाढा मात्रै हेर्छ भने।
4: छोरी पूर्णिका टक्क लाएर बाबा भन त।
0: त्यही भएर मैले एकचोटि देखाउने कि भनेको थिएँ, मेरो कुरा नसुन्ने कसैले।
1: बिस्तारै हेर्छन् के, कुकुरका छाउराकै आँखा खुल्न त महिना दिन लाग्छ, मान्छे बच्चाले पनि मान्छे चिन्न त लाग्छ नि केही टाइम त।
3: तैपनि बाबा भनेर पलक पुलक त हेर्नु पर्यो नि आमा।
4: छोली यता हेर त सानो, बाबा भन त छोली।
1: तेरो कुरा अनुसार त बाबा मात्र होइन, के भनेदेखि फररर बोलेर मामा माओली हजुरबा माओली हजुरआमा मोहन ठुला बा खुसबी दिदी सबै भनिसक्नु पर्ने होला होइन।
3: अरे सबै भनी कहाँ भने त, मैले बाबा भने पो भनेको त। टक्क लाएर अहिले एकछिन फेरि भन्छे, सुन्नु होला न
4: है छोले।
1: ल ल भन्छे भन्छे। ऊ अर्को ताल हेर्न फेरि त्यहाँ।
3: ओ सन्देश त्यो नचला त,
2: गर्मी भएर हावा लगाएको के।
0: गर्मी भयो, लैआउ म हम्किदिन्छु नि मेरो छोरालाई। यता आऊ त बाबु।
1: जिउमा हजारवटा चोर कमिलाले टोके जस्तो कति छुकछुक गरेको हो के।
3: ओहो हत्तेरिका आँगैभरि
0: के भयो।
3: के हुनु नि, छोरीले सुसु गर्दी लौ समाऊ।
1: हो त्यही भएर त म भन्छु नि, यो छोरा मान्छेको कामै होइन, अर्काको काममा हात हाल्दैमा हुन्छ, गुमु तर्काउन जान्नु परेन।
3: रमा लाउन समाऊ भने छोरीलाई, लुगा फेर्दो छिटो। जम्मै जीवैभरि अरे शिव,
0: अघिसम्म त मेरी छोरीले बाबा भनी भनेर तिन बित्ता उफ्रेका थियो त, यति लुगा फेरिदिन सक्दैनौ।
1: त्यही त, अब बाउले गुमु छोरेर बस्छ अनि तँ चाहिँ उपर खुट्टी लाएर बस। जैरे
0: छोरी मेरो मात्र होइन उसको पनि हो क्यारे, यति लुगा फेर्दा चाहिँ के बिग्रिन्छ र आमा। छोराले गर्दा चित्त दुख्छ भने कि सबै आफै गर्नुहोस्।
5: भोल्तोको पानीले आँखा सङ्कै
6: रामकाजीले चट्न मिल्ने भयो यार, बियरको बोतल भित्र नै जिब्रो घुसाएर चाड्थ्यो होला है हरिश।
5: त्यस्तो चाहिँ होइन ल, बाबु जस्तो छस् नि अरूलाई पनि त्यस्तै ठान्छ कि
6: हे। के बोतल काट्ने कुरामा झगडा गरेर, हात त बियरले नुहाए पनि पुग्छ बुझिस केटा, अझै चौचौको कार्टुनभित्रको बियर जित्त
5: उकाएर राखेर रहेछ त, मलाई किन सक्यो भनिस्?
7: तँलाई सक्यो नभनेको पो, अहिलेसम्म तेरो हालत हेर्न नहुने भइसक्थ्यो, कुन चाहिँ खाडालाई तान टाङ लगाइसक्थ्यो होइन तारी
6: हो, पोहोर तिहारमा देउसी खेल्न जाँदा जस्तै हुन्थ्यो फेरि।
5: फर्स्ट टाइम खाँदा त्यस्तो भइहाल्छ नि,
6: फर्स्ट टाइम खाएर होइन त सालेले गति चाडेर त्यस्तो भएको, खोइ हामीले आजसम्म जति नै झ्याप भए पनि तैँले जस्तो पानीमा पिसाब फेर छैन।
5: खासमा यो खानै नहुने चिज हो के, खानै नहुने,
7: खान त मिल्दै मिल्दैन नि, पिउने हो केटा हो। ल केटाहरू मौज गर्ने है त, रु रु सबैले एकैपल्ट खोल्ने है त, एक दुई तिन, सोनाम दाईको बिहा त हामीलाई पो लाग्यो है यार,
6: बिहा जोसुकैको होस् हामीले मौज गर्न पाए भइहाल्यो नि, भन् त अझै
7: ठिक्क भनिस् तैले।
6: ल चियर्स है केटा,
7: बल्ल नाच्ने खालको गीत बजे
6: यार, अझै त डान्स बबाल राम्रो गर्छस्।
7: हरिस्तलाई आफ्नै दाईको सालीसँग रामकाजीको वर्णन गर्न लागिसकेको छ भन्ने चाहिँ तँलाई थाहा छ कि छैन?
6: ओए साँच्ची हो,
5: प्रोसेस चाहिँ चल्दैछ यार,
6: मलाई भन्दैन उसलाई,
5: पुरै चाहिँ भनिहाल्छु नि, किन टेन्सन लिन्छस्? बरु तेरो सुन, त्यो कुजनमा कस्तो चल्दैछ तेरो?
7: यसले के भन्न पर्छ र, हाम्रो हिरोको लभ स्टोरी त फिल्मको जति फेमस छ होइन त हरिस?
6: त्यो त हिरो हो,
5: यसलाई के हिरो हिरो भनेर चढाउँछ यार? यो हिरो भइदिएको भए अहिलेसम्म त्यो हिरोइनले आफ्नो बनाएको छ, हेर केटा हरिस, आफूलाई फिल्मको हिरो मात्रै ठानेर पुग्दैन के, काम पनि हिरोको जस्तै गर्नु पर्यो नि, सक्दैनस्? मलाई नकरा भनेर हुन्छ, अस्ति त्यो नवीनले कुसुम कर्कैसँग बिहा हुन लागेको छ भन्दै, त अब यहाँ हिरो भनेर बस्दा कुसुमलाई अर्कैले त्यता उडाइदिएला है केटा, याद गर
6: कुरा नगर रामकाजी, त्यस्तो त म कुनै पनि हातमा हुँदै दिँदैन बुझिस्?
7: के गर्छ
6: हे राख तिमीहरू, कुसुमलाई भगाएर बे गर्न सकिन भने मेरो नाम पनि हरि छैन, ल
5: हेरौँला हामी पनि हेरौँला।
3: कसलाई भगाएर बिहे गरे रे
6: दाई? कसलाई पनि होइन,
3: मैले तँलाई धेरैचोटि भनिसकेँ हरिस, कुसुमको बारेमा नचाहिने कुरा गर्दैन हिँड भनेर।
6: मैले के नचाहिने कुरा अरे, त्यतिकै गराउन आउँछ?
3: हेर हरिस, तैँले भर्खर साथीहरूसँग कुसुमको बारेमा के कुरा गरिस् भन्ने मैले सबै सुनिसकेँ।
6: सुने के त नभएको कुरा गरे
7: हरिस, चुप लाग्,
6: मलाई किन चुप लाग्ने,
3: व्रत नबोले हरिस,
6: मैले जान सुतालाई कुसुमको रेस्पेक्ट गर्ने यसले मलाई
7: लडाइदेन भयो
6: क्याड्छु त्यसलाई, हात तैँले मलाई ढकाली छैन सौगाते,
7: के गर्दै
6: दुई चार दिनमा हेरिराख्न, तर मेरो खुट्टा रोक्ने बनाएन छोरी, मेरो नाम हरिस मगर होइन।
8: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
9: गत हप्ता सोधेको प्रश्न थियो, उत्सवकिशाली रंगमतीको विवाह कोसँग भएको हो? यसको सही उत्तर हो हिक्मत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट सुलभ घिमिरे, डडेलधुराबाट राजेन्द्र विक, उदयपुरबाट विपना परियार र दाङबाट गीता मगर विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, बाल बालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? क माया, ख दण्ड सजाय। प्रश्न फेरि एकपटक, बाल बालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? क माया, ख दण्ड सजाय।
10: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषय, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो, एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार निर्वाचनसँग सम्बन्धित विषयमा रहेर छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीको आजको अंकमा चाहिँ हामीले मतदान र मतदाताको अधिकारका बारेमा कुराकानी गर्दैछौं। आजको विषयमा छलफल गर्न मसँग निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादव हुनुहुन्छ। उहाँले 2072 सालदेखि 2075 सालसम्म प्रमुख निर्वाचन आयुक्तका रूपमा रहेर काम गरिसक्नु भएको छ र उहाँले 2074 सालमा भएको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि नेतृत्वदायी भूमिका खेल्नुभएको थियो। डाक्टर अयोधी प्रसाद यादवजी हामीसँग जोडिनु भएको छ। डाक्टर साहब, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: हस्, धन्यवाद।
1: आराम हुनुहुन्छ?
3: ठिक छु अहिले।
1: हजुर, हामीले चाहिँ यो नेपाल चौतारीमा अहिले यो निर्वाचन र निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ र आज चाहिँ हामीले अलिकति मतदान मतदाता अधिकारका बारेमा कुराकानी गर्दैछौँ। अब यहाँले 2074 सालमा चाहिँ यो भएको निर्वाचन जुन भएको थियो त्यसमा यहाँले नेतृत्वलाई भूमिका निर्वाह गर्नुभयो। अब त्यो निर्वाचन भएको 5 वर्ष भएको छ, हामी अर्को निर्वाचनको तयारीमा छौँ। एउटा स्थानीय तहको निर्वाचन त भइ पनि सकेका छ। यो 5 वर्षको अवधिलाई फर्केर हेर्दाखेरि चाहिँ निर्वाचनको उपलब्धिलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ? यो 5 वर्षलाई चाहिँ अलिकति कसरी हेर्नु भएको छ? यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ? आजको छलफल यहीँबाट सुरु गरौँ डाक्टर साहब।
3: धन्यवाद। यो 5 वर्षको समय अवधिको मूल्याङ्कन समग्रमा राजनीतिक मूल्याङ्कन अप्ठ्यारो विषय पनि हो, जटिल विषय पनि हो र हाम्रो क्षेत्राधिकारभन्दा निर्वाचनको क्षेत्राधिकारभन्दा बाहिरको विषय पनि हुन जान्छ। त्यसकारण मुख्य विषय निर्वाचनसँग सम्बन्धित रहेर नै हामीले यो 5 वर्षको उपलब्धिको समीक्षा गर्दा सान्दर्भिक हुन्छ। अब यो 74 निर्वाचन भइसकेपछि त्यति बेलाका विभिन्न कठिनाइहरू हामीले सामना गर्नु पर्यो, कानुनी राजनीतिक रूपले यो सबै कुराहरू हामीले थाहा भएको विषय हो भने यो समयावधिमा ऐन कानुनमा नियमावलीमा जुन आवश्यक संशोधन परिमार्जनको आवश्यकता थियो त्यो गर्न नसकिएको हो। एउटा त्यो कुरा म देखिराखेको छु र यो समयावधिमा राजनीतिक दल र नेपाल सरकारले निर्वाचनको लागि स्वतन्त्र निर्वाचनको लागि र स्वायत्त स्वतन्त्र निर्वाचन गराउने संस्थाको लागि जति भूमिका निर्वाह गर्नुपर्ने हो त्यो हुन सकेको देखिएको छैन। निर्वाचन आयोग आफै पनि अनेक विभिन्न किसिमको विवादहरूमा हामीले उल्झन गरेको उल्झिएको पनि हामीले पाएका छौँ। त्यो सबैले थाहा भएको विषय हो। यो त एउटा भयो यसको आलोचनात्मक पक्ष होइन। सँगसँगै यसले 5 वर्षमा निर्वाचनलाई स्वतन्त्र स्वच्छ बनाउनको लागि उम्मेदवार राजनीतिक दलले निर्वाह गर्नुपर्ने भूमिका को बारेमा जुन प्रष्ट रूपमा जुन जानुपर्ने थियो त्यो सब कुराहरू पनि हुन सकेको देखिँदैन। जुन स्थानीय तहको निर्वाचन भयो त्यसबाट पनि हामी सेक्युरिटीका क्षेत्रमा पनि

0: यसमा निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल यिनीहरू मिलेर यो एउटा आवधिक निर्वाचनलाई सुनिश्चित गरेको कुरा त्यो महत्वपूर्ण विषय हुन गएको छ।
1: लोकतन्त्रको
0: स्थिरताको अस्थायित्वको लागि यो ज्यादै महत्वपूर्ण हुन गएको छ।
1: हजुर हजुर, अब जस्तो यहाँले विगत पाँच वर्षको अनुभव पनि सुनाउनु भयो, के भयो के भएन, बढी जस्तो के भएन अथवा के हुनु पर्थ्यो भन्ने कुरा गर्नुभयो। जस्तो समीक्षा गर्दाखेरि चाहिँ हुन्छ नि, जस्तो यस्तो चाहिँ गर्न पाएको भए गजब हुन्थ्यो अथवा यसो चाहिँ नगरेको भए पनि हुन्थ्यो भन्ने, अहिले त हजुर त्यस्तो केही लाग्छ तपाईँलाई लागिरहेछ हजुर निर्वाचनको?
0: हो त, यो त धेरै तपाईँलाई थाहा भएको छ, हामी सबैले थाहा छ यो विषयमा। अब त्यसमा विभिन्न तहको निर्वाचन नेपालमा संविधानले परिकल्पना गरेको छ, जुन हामीले 74 गर्यौँ स्थानीय तहको निर्वाचन।
1: हजुर,
0: अब स्थानीय तहको निर्वाचनको लागि जुन किसिमबाट सबभन्दा जटिल विषय जुन छ मतदाताको लागि, हामी सबैको लागि त्यो स्थानीय तहको निर्वाचनमा स्थानीय तहको जुन किसिमबाट राजनीतिक प्रतिस्पर्धाहरूको आधारमा उम्मेदवारहरू छैन गरिन्छ र प्रचार प्रसारमा र त्यसपछि त्यसमा एक्सेस एक्सपेन्डिचर क्याम्पेन एक्सपेन्डिचरहरूको कुरा हामी सुनिराखेका छौँ, त्यो सबलाई नियन्त्रण गर्नुपर्ने थियो। त्यो त्यसको लागि राजनीतिक दलहरू निर्वाचन आयोग संवाद गरेर स्थानीय तहको निर्वाचनलाई गैर दलीय बनाउनु पर्ने कुरा हामीले धेरै पहिलेदेखि भन्दै आएका पनि थियौँ। नागरिक समाज लगायत सबैले यो कुरामा सहमत पनि छन् कि गैर दलीय स्थानीय तहको निर्वाचन बनाउनु पर्छ, तर वो भएन। अब एउटा यो त्यो पक्ष भने स्थानीय तहमा जुन किसिमबाट निर्वाचनको खर्च भइराखेको छ त्यसलाई नियन्त्रण गर्नुपर्ने कुराहरूमा पनि ल्याप्सेसहरू देखिएको छ, त्यो पनि हुन सकेको छैन। अर्को कुरा, निर्वाचनको व्यवस्थापनको दृष्टिकोणबाट जुन किसिमबाट मतपत्रहरूको आकार देखियो हामीले, मतपत्रको आकार देखियो, त्यो ज्यादै जटिल मतपत्र अहिले पनि विद्यमान छ, होइन? त्यो जटिल मतपत्रलाई कसरी कम गर्ने, जटिलता कम गर्ने, मतदाताको सहजको लागि कसरी मतपत्रको आकार कम गर्ने, सहज सरल रूपमा मतदान कसरी गराउने भन्ने किसिमबाट जानुपर्ने थियो। अब धेरै
1: त्यसमा त डाक्टर साहब प्रश्न त के छ भने, अब जस्तो यो पटक पटक आयो नि, हामीले अहिले मतदाता यो मतपत्रको कुरा यहाँले गर्नुभयो, हामीले यो इलेक्ट्रिक भोटिङ मेसिनको कुरा पनि गर्छौँ, होइन? यो विद्युतीय मतदान प्रक्रियाको पनि धेरै अगाडिदेखि कुरा गरिरहेका छौँ, त्यो पनि हुन सकेन मतदानको कुरा गर्दाखेरि त?
0: हो हो, तपाईँले त्यही म भन्छु कि अब मतपत्र भन्दाखेरि या त इभिएम हुन्छ या कागजको पत्र को आधारमा, मतपत्रको आधारमा पनि मतदान हुन्छ, तर कागजको प्रयोग गर्दाखेरि मतपत्रको लागि जुन किसिमबाट मतपत्रको आकार सकार र निर्वाचन चिन्हको जुन कोठाहरूको साइज, यसले धेरै अप्ठ्यारो भएको छ। यसलाई यदि मतपत्रको आधारमा, ब्यालट पेपरको आधारमा यदि मतदान गराउने भने त्यसको प्रिन्ट गर्नको व्यवस्था क्षेत्र स्तरमा या जिल्ला स्तरमा पनि गर्न सकिन्छ। समय जुन छ अहिले कानुन व्यवस्था छ, अब 15 पनि समय उपलब्ध हुँदैन, त्यो समयलाई कसरी बढाउने, कानुनमा संशोधनको आवश्यकता थियो, परिमार्जनको आवश्यकता थियो, त्यो पनि गर्नुपर्ने थियो निर्वाचन आयोग, नेपाल सरकार, राज्य दलहरू मिलेर, त्यो पनि हुन सकेको छैन। तर स्थानीय तहको नोमिनेसन भइसकेपछि मतपत्रको व्यवस्थापन जति कठिन विषय हुन गएको छ अहिले, त्यसले गर्दाखेरि अनुमानको आधारमा मतपत्र पहिले नै छाप्नुपर्ने भइराखेको छ, यो कुरामा सुधार गर्नुपर्ने थियो। यदि ब्यालेट पेपरमा नगएर इभिएमतिर पनि जान सकिन्थ्यो, यो 5 समय अवधिमा इलेक्ट्रोनिक भोटिङ मेसिनको पनि प्रयोग गर्न सकिन्थ्यो। अब त्यसको लागि पनि जुन निर्वाचन आयोगले यसको लागि पहल लिनुपर्ने थियो, होइन? त्यस किसिमबाट पनि अध्ययन अनुसन्धानहरू त धेरै सुने भएको हो भने,
1: तर हुन सकेन, फेरि हामी पनि अहिले अब यो कागजी मतपत्रमै हामी अहिले फोकस भएका छौँ,
0: कागजी मतपत्रमै आएका छौँ, त कागजी मतपत्रलाई कसरी फ्रेन्डली बनाउने, भोटर फ्रेन्डली कसरी बनाउने मुख्य विषय हो, यसमा निर्वाचन आयोगले अगाडि बढ्नुपर्ने थियो, तर हुन सकेन।
1: हुन्छ, हामी यस विषयमा फेरि थप छलफल गर्छौँ। हामीसँग एकजना सहभागी आइसक्नु भएको छ टेलिफोनमा, विपिन सापकोटा हुनुहुन्छ चितवनबाट, उहाँलाई स्वागत गरौँ। विपिनजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
2: सर नमस्कार दुईजनालाई।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामी आज मतदान र मतदाता अधिकारका बारेमा कुराकानी गरिरहेका छौँ नेपाल चौतारीमा।
2: मेरो प्रश्न रहेको छ, मतदाता किन्ने प्रवृत्ति छ कि छैन, छ भने कहाँ छ र छैन भने यसलाई रोक्न कसरी सकिन्छ?
1: प्रश्न एकचोटि फेरि दोहोऱ्याउनुहुन्छ, यहाँले के भन्नुभयो?
2: मतदाता किन्ने प्रवृत्ति छ कि छैन, छ भने कहाँ छैन भने कसरी रोक्न सकिन्छ यसलाई?
1: भनेको यहाँले भन्नुभएको चाहिँ मतदाता किन्ने

0: प्रक्रियाको कुरा गर्नुभयो, जुन किनबेच हुन्छ भन्ने कुरालाई यहाँले जोड्न खोज्नु भएको। हजुर हुन्छ, प्रश्नको लागि धन्यवाद। हामीसँग अर्का सहभागी पनि आउनु भएको छ, पुष्कर थापा दैलेखबाट हुनुहुन्छ। पुष्करजी, नेपाल चौतारीमा स्वागत छ।
1: हजुर नमस्कार, अतिथिहरू नमस्कार छ। मेरो प्रश्न के छ भने, मतदान गर्दा भिन्दिनु पर्ने कुराहरू के हुन्, यसबारे बताइदिनु।
0: हस् धन्यवाद प्रश्नको लागि। दुईजना सहभागी आउनुभयो, विपिन सापकोटा चितवनबाट, उहाँले मतदाता खरिद बिक्रीको कुरा गर्नुभयो, त्यस्तै गरी अब पुष्कर थापाजीले चाहिँ मतदान प्रक्रियाको कुरा गर्नुभयो। हामी समग्रमा यिनै विषयहरूमा छलफल गरिरहेका छौँ। डाक्टर साहब, यहाँ के भन्नुहुन्छ?
2: अब विपिनजी, पुष्करजी, सबैलाई म धन्यवाद दिन चाहन्छु। मतदाताप्रति उहाँहरूको जुन किसिमबाट प्रश्न आएको छ त्यो सान्दर्भिक छ, अब सामसामिक पनि छ, र यो अत्यन्तै गम्भीर विषय पनि हुन गएको छ नेपालको लागि, चुनौतीपूर्ण विषय हुन गएको छ नेपालको लागि, हाम्रो डेमोक्रेसी, इलेक्ट्रल डेमोक्रेसीको लागि पनि। मतदाता को जुन किसिमबाट हामीले निर्वाचनको प्रचार प्रसारको अभियानमा जुन गतिविधिहरू पाउँछौँ हामीले र भोगिराखेका छौँ, त्यो चिन्ताको विषय हो, र राजनीतिक दलहरू स्वयंले पनि यसको बारेमा चिन्ता व्यक्त गरेका छन्। करोड रुपियाँ खर्च गर्ने किसिमबाट, अब करोड रुपियाँ मतदाताको बिचमा आफ्नो निर्वाचन क्षेत्रमा गाउँपालिकामा कन्स्टिटुएन्सीमा खर्च गर्दाखेरि कहाँ खर्च गर्छ, कसरी खर्च गर्छ, कसको लागि खर्च गर्छ, किन खर्च गर्छ, यो अत्यन्त गम्भीर विषय हो र यो भइराखेको छ। एकजना इलेक्टेड रिप्रेजेन्टेटिभले एउटा कार्यक्रममा भन्नुभएको थियो, म त्यति बेला निर्वाचन आयोगमा पनि थिएँ, कि मैले 1 करोड रुपियाँ खर्च गरेर गरेँ भनेर भन्नुभयो। अब त्यहाँ डेमोक्रेसी यत्रो महँगो भएको छ र उहाँले भन्नुभयो देयर इज नो अल्टरनेट, अब डेमोक्रेसीको अल्टरनेट छैन, यत्रो खर्च भइराखेको छ, कसरी रोक्ने? अब यसको रोक्ने कुरा जुन छन्, यो नियन्त्रण गर्ने कुरा यसको विभिन्न उपायहरू छन्, त्यसको बारेमा त यो सानो कार्यक्रममा सम्भव हुँदैन। मैले निर्वाचन सम्बन्धी किताब नै लेखेको छु, इलेक्सन कस्ट एन्ड पोलिटिकल पार्टी फाइनान्सको किताब लेखेको छु, यहाँहरूले अध्ययन गर्दा पनि हुन्छ, मलाई सुझाउ दिनुहोला। त्यसकारण के भने, यो ज्यादै गम्भीर विषय हो, किनबेच हुन्छ, यसलाई नियन्त्रण गर्नुपर्छ, र यो नियन्त्रण एक पक्षले मात्र हुँदैन, यसको लागि ट्रायंगुलर एउटा एटेम्प्ट हुनुपर्छ, प्रयास हुनुपर्छ, लिभर हुनुपर्छ, निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल र आम मतदाता स्वयंले पनि, हामी स्वतन्त्र, हाम्रो सार्वभौम शक्ति सम्पन्न लोकतान्त्रिक मतदान गर्ने हाम्रो अधिकार हो भने किसिमबाट मतदाता पनि सजग सचेत हुनुपर्छ, यो पनि विचार।
0: जस्तो उहाँले विपिनजीले प्रश्न गर्नुभएको थियो, मतदाताको खरिद बिक्रीको कुरा नै उहाँले जोड्न खोज्दा गर्दाखेरि चाहिँ, मतदाता स्वतन्त्र हुनुपर्छ भन्ने जुन मतदाताको अधिकारको कुरा छ नि, त्यो अधिकारको अधिकार हननको कुरालाई पनि राजनीतिक दल अथवा चाहिँ उम्मेद्वार प्रतिनिधिले नबुझिरहेको अवस्था हो अहिलेसम्म हेर्दाखेरि, कि किन यो पटक पटक दोहोरिन्छ?
2: यो के भने, मतदाता भइसकेपछि मतदाताले आफ्नो नागरिक अधिकार, आफ्नो मानव अधिकारको बारेमा त उहाँहरूले पनि जानकारी राख्नुपर्छ।
0: हो, त्यही मतदाता किन सचेत हुनुपर्छ भन्ने प्रश्न पनि सँगै जोडिन्छ।
2: हो, मतदाता अधिकार भन्ने कुरा, मतदाता स्वयं पनि सचेत हुनुपर्छ, सजग हुनुपर्छ। तर हामी कहाँ कस्तो छ भने, अब संवैधानिक अधिकार छ, नागरिक अधिकार छ, मानव अधिकारको कुराहरू छ, तर मतदान इलेक्टर एजुकेसनको अभाव छ, जति इलेक्टेड धेरै पढे लेखेका पनि विद्वानहरूको बिचमा पनि यो मतदाता शिक्षा, निर्वाचन शिक्षा, लोकतान्त्रिक शिक्षाको अभाव पाइन्छ। त्यसकारण मतदाताहरूले आफ्नो मतदान गर्ने जुन भोटको जुन राइट छ, यो लोकतन्त्रमा सबभन्दा महत्वपूर्ण ठुलो अधिकार भनेको भोटिङ राइट नै हो। अब यो भोटिङ राइटको बारेमा मतदाताहरूलाई जति सजग सचेत हुनुपर्ने हो, त्यो देखिएको छैन। त्यसकारण मतदाता स्वयं पनि शिकार भइराखेका छन् अहिले किनबेचको, है, र किनबेच गर्ने क्यास एन्ड काण्डमा गर्नेहरू पनि अहिले त्यसको बेनिफिट लिइराखेको छ, मतदाताहरूको इग्नोरेन्सको भनौँ न, इलेक्टोरल एजुकेसनको इग्नोरेन्सको। तर मतदाता मतदान गर्ने योग सक्षम भइसकेपछि उसको कर्तव्य हो, उसको अधिकार हो, कि हामीले कस्तो उम्मेदवारलाई मतदान गर्ने, किन मतदान गर्ने, यस्ता कुराहरूको बारेमा स्वयं मतदाताले पनि विचार गर्नुपर्ने हो। अब यस्ता धेरै कुराहरू छन् जसले गर्दाखेरि अहिलेको अलिकति अब करप्ट इन्भाइरोमेन्ट हामी देखिराखेका छौँ इलेक्सनको ड्युरेसनमा। अनि त्यसपछि मतदान प्रक्रियाको बारेमा पुष्कर थापाजीले सोध्नुभएको छ, मतदान मतदाताको लागि मतदान केन्द्र, मतदान स्थल हुन्छ, मतदान स्थलभित्र विभिन्न मतदान केन्द्रहरू हुन्छ, अब त्यो मतदान केन्द्रमा एउटा निश्चित आइडी लिएर
0: त्यो प्रक्रिया छ, त्यो प्रक्रियाको बारेमा त हामी फेरि पनि छलफल गर्छौँ नेपाल सरकारले। आज हामी अलिकति
2: प्रक्रियाको आधारमा जानुपर्छ, त्यो प्रक्रिया त निर्वाचन आयोगले निर्धारण गर्ने प्रक्रिया हो। उसको मुख्य निर्वाचन अधिकृत हुन्छ, मतदान अधिकृत हुन्छ, उहाँहरूले मतदान केन्द्रमा गएर स्थानीय राजनीतिक दलहरू, मतदाताहरू, नागरिक समाजहरूसँग सहकार गरेर मतदान स्थलको व्यवस्थापन गरेर अगाडि बढ्छन्। मतदातालाई आइडी कार्ड पनि वितरण हुन्छ, होइन, यी सब कुराहरू मतदान प्रक्रियाको लागि यो यसमा त हामी धेरै अभ्यस्त भइसकेका छौँ।
0: हजुर, हामीसँग उषा ढुङ्गाना हुनुहुन्छ, अछामबाट उहाँले फोन गर्नु भएको छ। उषाजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: हजुर नमस्कार, अनि अतिथिजीलाई पनि नमस्कार।
0: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। आज हामी मतदान र मतदाता अधिकारका बारेमा कुराकानी गरिरहेका छौँ।
3: मेरो प्रश्न चाहिँ यस प्रकार छ, अहिले नेपालमा पनि मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्ने प्रक्रियाको सट्टा विद्युतीय मेसिनको प्रयोग गर्ने प्रचलन सुरु भइसकेको छ। यस मेसिनको प्रयोग गरी मतदान गर्दा के कस्ता सहजता र जटिलता हुन सक्छन्? नागरिकले मतदानमा कसरी भाग लिने? सार्वजनिक चासोका विषयमा छलफल गर्नु किन आवश्यक छ? र असल शासनको निर्माणद्वारा प्रजातान्त्रिक शान्ति कसरी प्राप्त?
0: हस्, प्रश्नको लागि धन्यवाद। उषा ढुङ्गाना हुनुहुन्थ्यो अछामबाट। उहाँले समग्रमा यो चाहिँ हामी मतदाताको अधिकारका कुरा गरिरहँदाखेरि चाहिँ यी कुराहरूको बारेमा कसरी थाहा पाउने, के गर्ने भनेर उहाँको अलिकति प्रश्नलाई त्यसरी हामीले बुझ्न पनि सक्छौँ। हजुर डाक्टर साहब,
2: के भने सजिलै राख्नुभएको अब यो मतदान अधिकारको, मतदाताहरूको अधिकार है, मतदान प्रक्रिया, यी सबै विषयहरूको बारेमा मतदातालाई सुसूचित गर्नुपर्छ र मतदातालाई सुसूचित हुने अधिकार पनि राख्छ। यसको लागि महत्त्वपूर्ण जिम्मेवारी शक्ति हो निर्वाचन आयोग। निर्वाचन आयोगले मतदातालाई सुसूचित गराउनुपर्छ र सँगसँगै राजनीतिक दलहरूले पनि आफ्नो प्रचार अभियानमा त आफ्नो निश्चित निर्वाचन चिन्हको बारेमा प्रचार प्रसार गर्ने कुरा अलग हो, तर समग्रमा मतदातालाई निर्वाचन र मतदाता शिक्षा दुईटै कुरा हुन्छ। एउटा निर्वाचन शिक्षा कन्टिन्युस प्रोसेस हो र मतदाता शिक्षा निश्चित निर्वाचनको लागि दिइने शिक्षा हो। त यो जस्तो स्थानीय तहको लागि छुट्टै किसिमको मतदाता शिक्षा, प्रदेश र प्रतिनिधिको लागि छुट्टै हुन्छ। त यो मतदाता शिक्षाको कार्यक्रम निर्वाचन आयोगले सञ्चालन गर्नुपर्छ प्रत्येक, जुन कि हामी 64 पनि गरेका थियौँ, 70 74 पनि थियो, प्रत्येक गाउँपालिकाको, प्रत्येक वडाको, प्रत्येक मतदान स्थलको विद्यालयका शिक्षिका या शिक्षकलाई निश्चित सामग्री दिएर उहाँहरूलाई मतदाताको बिचमा गएर मतदान कहाँ गर्ने, मतदान कसरी गर्ने, मतबदर हुन नसक्ने किसिमको व्यवस्था, के शिक्षाहरू दिनुपर्छ, यी सबै विषयमा हामीले व्यापक रूपमा त्यति बेला पनि दिएका थियौँ। अहिलेको अवस्था अलि फरक किसिमको छ अहिले, त्यस कारण के भने अहिले सबै मतदाताको बिचमा पुग्नुपर्ने हो निर्वाचन आयोगले, त्यो अलिकति कमजोर देखिराखेका छौँ हामीले। त्यस कारण मतदाता शिक्षा महत्त्वपूर्ण विषय हो। यो हाम्रो जसो देशमा अहिले पनि एउटा एजुकेसनको जुन अवस्था छ त्यसले गर्दाखेरि यो दिनुपर्छ यो अहिले। त्यस एउटा हो, अर्को उहाँले उठाउनु भएको इभिएमको कुरा पनि हो, होइन?
0: हजुर हजुर
2: हो। अब इभिएम त्यो ज्यादै एडभान्स टेक्नोलोजीको रूपमा छ निर्वाचनको, मतदानको लागि हो, है, पहिले मतपत्रमा प्रयोग गरिन्थ्यो हामीले, अहिले आएर त इभिएम सुरुमा त पातकोमा पनि यसो छाप लगाएर पनि दिने गरिन्थ्यो। अनेक किसिमको विधिहरू प्राचीन कालमा थियो, अहिले हुँदाहुँदै अत्यन्तै विकसित प्रविधिको विकास भइसकेको छ। यो पनि भोटिङ मेसिन अब यसको प्रयोगको पनि व्यापक रूपमा माग भइराखेको छ नेपालमा र हुनुपर्छ। यो
0: जनताको तर्फबाट, मतदाताको तर्फबाट चाहिँ माग हुन्छ, कुरा उठ्छ, तर राजनीतिक दलहरूले चाहिँ यो यो विषयलाई त्यति प्राथमिकतामा नराखेको भन्ने खालको कुराहरू पनि सुन्ने गरिन्छ।
2: त्यस कारण त्यो मैले भनेको त्यही कुरा म यहाँ आग्रह गर्न चाहन्छु कि यो कट भोटिङ मेसिनबाट निर्वाचन गराउनको लागि सबभन्दा पहिले त राजनीतिक दल, नेपाल सरकार र त्यसपछि निर्वाचन व्यवस्थापनको लागि, इभिएमको व्यवस्थापनको लागि, मतदानको सहजताको लागि, मतदाता शिक्षाको लागि, इभिएम सम्बन्धमा जनशक्तिको लागि, यो त निर्वाचन आयोगको पक्षको हो। तर इभिएम इन्ट्रोड्युस गर्ने इलेक्ट्रल सिस्टममा भन्ने किसिमको विषय त निर्वाचन राजनीतिक दल र नेपाल सरकारको हो। अब राजनीतिक दलहरूको बिचमा यसमा सहमति हुनुपर्छ, नत्र राजनीतिक दलहरूको बिचमा सहमति नभएपछि इभिएमको प्रयोगबाट फेरि विवाद उत्पन्न हुन्छ। त्यस कारण इभिएमको प्रयोग पनि अहिलेको इलेक्ट्रल सिस्टममा ज्यादै कठिन छ। अब अहिले त मिक्स्ड इलेक्ट्रल सिस्टम छ नि, त यो मिक्स्ड इलेक्ट्रल सिस्टमले गर्दाखेरि इभिएमको यो क्वान्टिटी पनि र त्यसमा उपयोग हुने सफ्टवेयर या हार्डवेयरको यी सबै कुराहरूको इन्स्टल गरेर त्यसको म्यानुफ्याक्चर गर्नलाई पनि अप्ठ्यारो हुन्छ। त्यसकारण मतदान केन्द्रमा पनि यसको व्यवस्थापन गर्न अप्ठ्यारो हुन्छ। मतदातालाई पनि मतदान गर्नको लागि अब तपाईँ नै विचार गर्नुहोस्, मतदान केन्द्रमा प्रवेशको लागि समानुपातिकको एउटा मेसिन अनि प्रत्यक्षतिरको जुन उम्मेदवार हुन्छ फर्स्ट पास द फर्स्टको लागि एउटा, त्यसले प्रतिनिधि सभाको लागि हुन्छ, मैले चारवटा त मेसिन त राख्नु पर्यो। अब मतदातालाई चार किसिमको शिक्षा दिनुपर्ने हुन्छ र चारवटा मेसिनको व्यवस्थापन अब इम्पोर्ट गर्ने कि हायर गर्ने कि प्रक्युरमेन्ट गर्ने कि यो सब पनि ठुलै एमाउन्टको आवश्यकता पर्छ यसमा।
0: भनेको यो चाहिँ अलिकति खर्चिलो पनि छ र अहिले तत्काललाई चाहिँ यो अलिक सम्भव पनि देखिँदैन भन्नुभयो। हुन्छ, हामीसँग दुईजना सहभागी आइसक्नु भएको छ, उहाँको पनि विचार लिउँ, प्रश्न लिउँ, त्यसपछि हामी फेरि कुराकानी गर्छौँ। तिलक अधिकारी हुनुहुन्छ चितवनबाट, तिलकजी नेपाल चौतारीमा स्वागत छ।
4: हजुर नमस्कार सबैजनालाई मेरो।
0: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
4: मेरो प्रश्न के छ भने अब त्यो उमेर पुगेपछि मतदाता जुन छन् तिनीहरूले भोट हाल्न पाउँछन्।
0: हजुर, बालिक मताधिकार
4: है। अनि अब तिनीहरूले को मुख्य अब ध्यान दिनुपर्ने तिनीहरूको मुख्य कुरा के हो र अनि जति पनि त्यो चुनाव क्षेत्रमा खटिएका स्वयंसेवकहरू हुन्छन् ती स्वयंसेवकहरूको अनुशासन त्यति देखिँदैन। अनुशासन नदेखिनुको कारण के हो र साथसाथै त्यहाँ जति पनि खटिएका प्रशासन न्यायाधी प्रहरीहरू अरू विभिन्न निकायका मान्छेहरू जति पनि त्यहाँ खटिएका छन् त्यो ठाउँमा उनीहरूले भोट दिन पाउँछन् कि पाउँदैनन् त्यसको बारेमा प्रश्न पारिदिनु हुन अनुरोध गर्दछु।
0: हस्, धन्यवाद। तिलक अधिकारी चितवनबाट हुनुहुन्छ। त्यसै गरी टिकाराम घिमिरे हुनुहुन्छ बुटौलबाट। टिकारामजी नेपाल चौतारीमा स्वागत छ।
5: हजुर नमस्कार, अतिथिज्यूलाई पनि मेरो तर्फबाट नमस्कार।
2: नमस्कार
0: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
2: टिकाराम
0: घिमिरे बुटौलबाट।
5: मेरो एउटा जिज्ञासा चाहिँ के छ भन्दाखेरि जस्तो अहिले हामी मतदाता शिक्षाका लागि चाहिँ अब निर्वाचन नजिकिने बेला चाहिँ भोट हाल्ने तपाईँको अधिकार हो तपाईँको दायित्व हो भनेर चाहिँ हामी भनिराख्छौँ होइन, तर अरू बेला चाहिँ प्रायः अब निर्वाचन आयोगले आफ्नो काम त गरिराखेकै हुन्छ तर निर्वाचनसँग सम्बन्धित कुरा चाहिँ हुन्न। अब जस्तो म एउटा भिजुअल इम्पेयर्ड मान्छे हो भने मैले मत हाल्ने कुरामा मेरो मतको राइट चाहिँ छैन, अब मैले मेरो परिवारको सदस्य मात्रै एकजनालाई लगेर भोट हाल्नुपर्छ भने त मैले हालेको भोट चाहिँ अरू कसैलाई थाहा हुन्छ भनेपछि म भोट हाल्न किन जान्छु होइन, भोट हाल्न किन जान्छु भन्ने प्रश्न म जस्ता धेरै मान्छेहरूको त्यो प्रश्न छ। अब हामी जस्ता मान्छेहरू न चाहिँ मतदाता शिक्षा कार्यक्रममा सबक निलिन्छौँ न त मतदाता अधिकारका बारेमा चाहिँ तिमीहरूको पनि मत हाल्ने राइट हो भनेर निर्वाचन आयोगले न हामीलाई मोटिभेट गर्छ, किनभने यो चाहिँ कस्तो भन्दाखेरि हामी त्यो करले चाहिँ भोट हाल्न ल आफ्नो लागि जाउँ मत हालौँ भन्ने खालको जस्तो देखिन्छ क्या। अब आयोगले यति लामो समय भनौँ न म जान्ने भएदेखि जस्तो 64, 70, 74 त्यसपछि अहिले भनौँ न निर्वाचन हुँदैछ धेरै आयोगको मतदान केन्द्र भएको ठाउँ चाहिँ एउटै स्कुलहरू छ, त्यहाँ अहिलेसम्म पनि स्तरिक उन्नति भएर एउटा ऱ्याम जाने बाटोसम्म छैन क्या। अनि अब यस्तो अवस्थामा चाहिँ त्यो अलिकति संवेदनशील भएका व्यक्तिहरूको यो मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्ने सवालमा चाहिँ आयोग अलिकति कमजोरी देखिएको हो कि, यहाँको विचार के छ? धन्यवाद।
0: हस्, प्रश्नको लागि विचारको लागि धन्यवाद। तिलक अधिकारी चितवनबाट, त्यस्तै गरी टिकाराम घिमिरे बुटौलबाट हुनुहुन्थ्यो। डाक्टर अवैदी यहाँ
2: धेरै धेरै धन्यवाद छ तिलकजी टिकारामजी, सम्बन्ध सान्दर्भिक छ। अब मुख्य विषय हो कि निर्वाचनमा हामी सबैको इन्भल्भमेन्ट हुन्छ। अब इन्भल्भमेन्टको भएपछि अब 18 वर्ष मतदान गर्नको लागि 18 वर्ष हुनुपर्छ है, तर मतदाताले अब ध्यान दिनुपर्ने विषय मुख्य विषय हो त्यो। हामीले एउटा योग सक्षम सार्वम सत्ता नागरिक हौ, हामीले देशको लोकतन्त्र जोगाउनको लागि एक भोट पनि धेरै महत्त्व राख्छ। वान म्यान वान भोट वान भ्यालु हुन्छ होइन, यो ज्यादै महत्त्वपूर्ण विषय हो। यसको बारेमा मतदाता सङ्घ सचेत पनि हुनुपर्ने हुन्छ किनकि निर्वाचनको लामो अभ्यास हामी गरिराखेका छौँ अहिलेसम्म। त्यसकारण यसमा पनि नयाँ मतदाताको लागि यो विशेष ध्यान दिनुपर्ने हुन्छ, तर अब धेरै अभ्यास गरिसकेको मतदाताहरूले यी विषयहरूमा आफै पनि चनाको हुनुपर्ने देखिन्छ। अब अर्को तिलकजीले जुन सोध्नु प्रश्न गर्नुभएको छ कि अब सुरक्षा निकाय स्वयंसेवक यिनीहरूले मतदान गर्न पाउँछन् पाउँदैन, अब यसको लागि के हुन्छ भने अस्थायी मतदाताहरू सुरक्षाकर्मीहरूले मतदान गर्न पाउँछन् पाउँदैन, अब यो जस्तो कि अब कैदीबन्दीहरूको पनि कुराहरू छ, यी सबै कुराहरू 64, 70 यो व्यवस्था थियो। त्यति बेला निर्वाचन भनेको त्यति अप्ठ्यारो थिएन, समानुपातिकतिर मात्र मतदान गर्न पाएका थिए। यो अस्थायी मतदाता
0: चौहत्तरमा मतदाताको कुरा हजुर
2: अनि त्यो चौहत्तरमा समय अभावले गर्दाखेरि यो अस्थायी मतदाता नाम तयार हुन सकेन. अहिले आएर अब अस्थायी मतदाता हामीले त स्थानीय तहमा त्यो अभ्यास गर्न सकेनौँ. अहिले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा अस्थायी मतदाताहरूको सूची तयार गरेर जस्तो सुरक्षाकर्मी मात्रै हुँदैन, सुरक्षाकर्मी, कैदीबन्दी, वृद्ध वृद्धाहरू जुन
0: छन्
2: हो सबै, त्यसपछि कर्मचारीहरू, खट्ने कर्मचारीहरू, यिनीहरूको मतदान अधिकार के हुने हो, यिनीहरूले बहुमतीय प्रणालीतिर पनि मतदान गर्न पाउने हो कि जुन कि उम्मेद्वार केन्द्रित हुन्छ, कि राजनीतिक दल मात्रै गर्ने हो कि कहाँ गर्ने हो, वन डे इलेक्सन छ या अप्ठ्यारो हुँदैन, यसको लागि निर्वाचन आयोगले कार्यक्रम बनाएर त्यो अगाडि बढ्नुपर्ने हो है. अब त्यो निर्वाचन आयोगसँग यो कुराको बारेमा जानकारी लिनुपर्ने हुन्छ, एउटा त्यो कुरा हो है. अब के हो भने त्यसपछि अब टिकारामजी घिमिरेजीले जुन राख्नु भएको छ यो वास्तवमा यो जाति महत्वपूर्ण विषय हो कि भोटको बारेमा. यो भोट भने कस्तो हुन्छ, भोइस अफ द इलेक्ट्रेट हो यो. भोइस अफ द इलेक्टोरेटको जुन छ मुख्य विषय हो, त्यसको सम्बोधन पोलिटिकल पार्टीले समय नै गर्न सक्यो भने इलेक्टेड रिप्रेजेन्टेटिभले यो इलेक्टेड डेमोक्रेसीमा सही रूपमा सही समयमा सही ढङ्गले गर्न सक्यो भने मतदाता पनि सचेत सचेत हुन जान्छ, यसको इम्प्याक्ट त्यहाँ पनि पर्न जान्छ. त्यसकारण एक हो मतदाता मात्रै सजग सचेत र आफ्नो कर्तव्य प्रति उत्तरदायित्व भएर अगाडि बढ्ने कुरो भन्दा पनि यसमा राजनीतिक दलहरूको पनि भूमिका हुन्छ. उसले मतदाताको लागि कस्तो किसिमको कामहरू गरिराखेको छ त्यो मुख्य विषय हो. त्यसबाट पनि मतदाता प्रभावित हुन्छ र मतदाताले त्यस किसिमबाट अब आफ्नो अधिकारको प्रयोग गर्दाखेरि मतदाताले पनि यो कुराको विचार गर्नुपर्छ कि हामीले यत्रो लामो सङ्घर्षपछि लोकतन्त्र स्थापित भएको छ, यो लोकतन्त्रमा कस्तो रिप्रेजेन्टेटिभ पठाउने, इलेक्टेड रिप्रेजेन्टेटिभ, त्यसको बारेमा मतदाताहरूले पनि सजग सचेत हुनुपर्छ यसको लागि. त्यसकारण यो राजनीतिक दल, मतदाता, अब निर्वाचन आयोग, यी सबैको सामूहिक प्रयासबाट यो निर्वाचन स्वतन्त्र, स्वच्छ र एउटा असल उम्मेदवार इलेक्टेड भएर जान्छ, एउटा राम्रो के भने पार्लियामेन्टको निर्माण हुन्छ, अनि पार्लियामेन्ट त्यस्तो सजग सचेत पिपुल्सहरू प्रति जिम्मेवार इलेक्टेड रिप्रेजेन्टेटिभ भयो भने गभर्मेन्ट पनि त्यसैबाट बन्ने हुन्छ. त्यसकारण यो सब कुराहरू एकअर्कासँग जोडिएको हुनाले कुनै एक पक्षलाई मात्रै सजग सचेत बनाएर अगाडि बढ्न सक्ने अवस्था पनि हुँदैन डेमोक्रेसीमा. मेरो अब यसको बारेमा अझै धेरै विषय
0: टिकारामजीले चाहिँ अब उहाँको जस्तो यो अपाङ्गता भएका व्यक्तिहरू जो अब उहाँहरूको पनि मुद्दा उठाउनु भएको थियो, सहभागितालाई कसरी समावेशी बनाउने, कसरी सहज वातावरण बनाउने जसले गर्दाखेरि चाहिँ गोपनीयताको हकदेखि लिएर अन्य अधिकारहरू चाहिँ सुरक्षित हुन सकुन् भन्ने
2: भने अपाङ्गता भएको व्यक्तिहरूको लागि पनि त अब जो हिँड्न सक्दैन उसको लागि त व्हील चेयरको व्यवस्था गर्नुपर्छ मतदान केन्द्रमा.
0: मतदान केन्द्रमा व्हील चेयर लान नदिएको दृश्य पनि हामीले गत
2: व्हील चेयर सबै ठाउँमा पनि व्हील चेयर फ्रेन्डली मतदान स्थल, मतदान केन्द्र त देशभरि त हुन सकेको छैन, खास खास ठाउँमा मात्रै हुन सकेको छ. यो पनि एउटा समस्या हो किनभने मतदान केन्द्र भनेको विद्यालयमा हुन्छ र नयाँ विद्यालयहरू भन्दाखेरि व्हील चेयर जान सक्ने किसिमबाट बनाउनु सहित हामी म हुँदाखेरि पनि त्यस किसिमबाट शिक्षा मन्त्रालयले बोलाएर हामीले त्यस किसिमको सभा पनि गरेका थियौँ र उहाँहरूले बनाउनु भयो नयाँ बिल्डिङहरूको लागि. तर सबै ठाउँमा त्यो सम्भव छैन, एउटा त्यो पक्ष छ. तर तापनि अब अपाङ्ग भएका विभिन्न प्रकृतिका अपाङ्गहरू छन् मतदाताहरूको रूपमा, उहाँहरूले पनि मतदान गर्नको लागि निर्देशिका जारी हुन्छ निर्वाचन आयोगले, त्यो अनुसार उहाँहरूले मतदान गर्नुपर्छ. र त्यो कतिपय ठाउँमा विभाग पनि देखिएको छ, अब आँखा हेर्न नसक्नेको लागि मतदान कसरी गर्ने, त्यस्तो किसिमबाट पनि हुन्छ धेरै ठाउँमा.
0: हात
2: चल्न नसक्ने अशक्त वृद्धाहरूको लागि पनि त्यो, त्यसमा मतदान अधिकृतले र सहयोगीले पनि निष्पक्ष स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने हुन्छ. यसको बारेमा पनि यो जाति महत्त्वपूर्ण यो संवेदनशील विषय पनि हो, यो पनि छ. अर्को समावेशी यो कुरा गर्ने हो भने संविधानमा अपाङ्गता भएकोबाट पनि वन सूचीमा राख्नुपर्ने हो भन्ने किसिमको पनि व्यवस्था गरिएको हुनाले अपाङ्गताले पनि महत्त्व दिए छ संविधानले अहिलेको अवस्थामा त्यस्तो छ. त्यसकारण अब यसको लागि अपाङ्गता अधिकार कर्मी साथीहरूले पनि अहिले सजग सचेत भएर अगाडि बढिराखेका छन् र बढ्नु पनि पर्छ. उहाँहरूलाई राज्यले संविधानले पनि राम्रै किसिमबाट अगाडि बढाउने किसिमका अवसरहरूका विषयहरू अगाडि ल्याएको छ.
0: जस्तो यो निर्वाचन आउँदै गर्दाखेरि चाहिँ अब हामी अब अहिले जुन यो प्रतिनिधि सभा, प्रदेश सभा सदस्य निर्वाचनको सङ्घारमा छौँ, 68 दिन बाँकी छ। यो जस्तो हामीले मतदाता अधिकारको कुरा गरिरहँदाखेरि चाहिँ मैले कसलाई भोट हाल्छु भन्ने मान्छे जो छ, जो उम्मेद्वार अथवा प्रतिनिधि, उहाँको बारेमा यथेष्ट जानकारी पाउने अधिकार त मतदाताको हो नि, तर त्यो नै नपाइरहेको अवस्था पनि देखिन्छ कति अवस्थामा, को हो को भन्ने हुने अवस्था पनि छ। त्यसलाई चाहिँ कसरी सहज बनाउन सकिन्छ?
2: हो, हाम्रो अब वान डे डेमोक्रेसी हो नि, मतदानको दिनमा एकदम डेमोक्रेसी हुन्छ, अरू बेला त डेमोक्रेसी हुँदैन। त्यस कारण मतदाताहरूले पनि आफ्नो अधिकारको बारेमा राम्ररी जानकारी प्राप्त गर्न सक्दैन होइन। त्यसमा मतदाताको अधिकार भनेको त मैले भने नि, संवैधानिक मौलिक अधिकारहरू थुप्रै छन्, यो सबै कुराहरूको राम्ररी जानकारी दिनेको लागि संविधानको बारेमा जुन व्यवस्था गरिएको छ अधिकारहरू, त्यो त मतदाताहरूले आम मतदाताहरूलाई जानकारी छैन।
0: व्यक्तिको भन्ने त एउटा प्रश्न रह्यो, व्यक्ति सँगसँगै त्यो व्यक्तिको मुद्दा के हो, उसको जुन भिजन मिसनका कुरा छन् त्यो पनि थाहा नभइकन अनि गएर भोट हाल्नुपर्छ कुनै एउटा,
2: त्यो पनि भन्दैछु म। त्यसपछि त्यसमा उम्मेदवारहरू जुन हुन्छ नि त, निर्वाचनको कन्स्टिट्युएन्सीको आधारमा जुन प्रदेश र प्रतिनिधिसभाको लागि खास गरेर स्थानीय तहमा त सबैले एकअर्काले चिनेको हुन्छन्, त्यो अलग कुरा हो त्यहाँ त। तर के भने यो प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि राजनीतिक दल नामिनो सुनेका राजनीतिक दलहरू पनि नयाँ नयाँ राजनीतिक दलहरूको दायित्वभरमा हुन्छन्, त्यस्तै गरेर उम्मेदवारहरू पनि आउँछन्, नयाँ नयाँ उम्मेदवारहरू आइराखेको हुन्छ, पुराना उम्मेदवार पनि जोडिएको हुन्छन्। त अब यिनीहरूमध्ये कसलाई भोट हाल्ने भन्ने किसिमको निर्णय गर्ने अधिकार त मतदाताको नै हो। तर मतदातालाई शिक्षा दिनुपर्ने कुरा के हो भने, कसलाई मतदान गर्ने, कसरी मतदान गर्ने, मुख्य विषय त्यो हो, कसरी मतदान गर्ने, किन मतदान गर्ने, के को लागि मतदान गर्ने, तपाईँ आफ्नो सार्वभौम सत्ता अधिकार कसरी प्रयोग गर्ने, यी विषयहरूको जानकारी दिनको लागि राजनीतिक दलहरूलाई पनि आफ्नो जुन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दछन् त्यसमा यस्ता कुराहरूको व्यवस्था गर्नुपर्ने हुन्छ, उहाँहरूले पनि दिनुपर्छ। र निर्वाचन आयोगसँगै पनि अहिले त प्रदेशमा पनि कार्यालय छ, 75 जिल्लामा जिल्ला निर्वाचन कार्यालय पहिलेदेखि नै छ, त्यस कारण यस्ता किसिमका विषयहरूमा मतदातालाई सजग सचेत र अधिकारको बारेमा जानकारी गराउनको लागि एजुकेसनको आवश्यकता छ। र यो के भने स्कुलबाट सुरु गर्नुपर्ने हुन्छ। अब एउटा जिल्लामा जति स्कुलहरू छ, 10 क्लासको विद्यार्थी 12 क्लासमा गएपछि र 12 क्लास 11-12 विद्यार्थीहरूलाई पढाएपछि 2 वर्षपछि त्यो एउटा क्वालिफाइड भोटर्सको रूपमा त आउँछ नि त्यो उनीहरू, त्यो देशभरि नै मैले आफ्नो कार्यकालमा हामीले सुरु गरेका थियौँ कि सबै सामाजिक शिक्षकहरूलाई, देशभरिका सामाजिक शिक्षकहरूलाई, त्यो सामुदायिक विद्यालय या निजी विद्यालय जे भए पनि सबैलाई यो इलेक्ट्रिक एजुकेसनको हामीले डिग्री दिने देख्छौँ पनि 40-40 जिल्लामा सम्पन्न गरेका छौँ। त्यसपछि आएर अहिले यो एजुकेसनको सिस्टम वर्तमान निर्वाचन आयोगले कति के गरेको छ त्यो त उहाँहरूले नै सोध्नु पर्ला। तर वास्तवमा मतदाताहरूलाई पनि एउटा विशेष किसिमको राइट्स पनि हो, जेन्डर राइट्स भन्दा पनि भोटिङ राइट्स एउटा विशेष किसिमको राइट हो नि, त्यस कारण यो विशेष किसिमको राइटले पनि फेरि अरू राइटहरूलाई प्रभावित पारिराखेको हुन्छ। त्यस कारण यसको बारेमा सबैलाई जानकारी गराउनुपर्छ, यो राज्यको दायित्व पनि हो, निर्वाचन आयोगको राजनीतिक दलको दायित्व पनि हो, गर्नुपर्छ, मतदाताहरूलाई अधिकार सम्पन्न बनाउनुपर्छ।
0: यो मतदाता हजुर मतदाता अधिकारकै कुरा गरिरहँदाखेरि चाहिँ जस्तो अर्को विषय भनेको चाहिँ नोट चल्ने भोट नचल्ने भनेर पछिल्लो समय जस्तो विदेशमा रहेका नेपाली जो मतदाता हुनुहुन्छ उहाँहरूले आफ्नो मत हाल्न पाउने अधिकारको कुरा पनि उठ्ने गरेको छ, उहाँले कहिलेदेखि चाहिँ भोट हाल्न पाउने होला, होइन के कस्ता अधिकार चाहिँ अझै पनि अधिकार के कस्ता प्रावधानले उहाँहरूले भोट हाल्न नसकिरहनु भएको भन्ने कुरा पनि छ।
2: हजुर ठिक छ, के हो भने वास्तवमा अब विश्वमा यो डेमोक्रेसी एस्टाब्लिस डेमोक्रेसी स्थिर डेमोक्रेसीहरू अब म्याच्योर डेमोक्रेसीहरू धेरै ठाउँ भइसकेको छ विश्वमा, अब त्यस्ता देशहरूमा र अहिले इमर्जिङ डेमोक्रेसीहरूमा पनि एब्रोड भोटिङको कुरा आइराखेको छ, किनकि अब इम्प्लोइमेन्ट जुन छ नि त्यो ग्लोबलाइज भइसकेको छ, त्यसकारण यो ग्लोबलाइज अवस्थामा त्यो उनीहरूले जुन विदेशमा रहेका नेपालीहरू छन् उनीहरूले पठाएको आधारमा नै हामीले थाहा भएको छ, हाम्रो जिडिपी चलिराखेको छ, हामी देश चलिराखेको छ, हाम्रो सबै आर्थिक कारोबार चलिराखेको छ, त्यो कुरा त हामीले सबैले थाहा भएकै विषय हो। तर उनीहरूको भोट चल्दैन, उनीहरूलाई एब्रोड भोटिङ सिस्टम गराउनु पर्ने हो, यसको बारेमा हामीले पटक पटक 64 सालदेखि नै बहस छलफल हुँदैछ, 47 सालमा आउँदा पनि हुँदैछ, हामीले धेरै निर्वाचन आयोग हुँदाखेरि अध्ययन अनुसन्धान गरेर पनि भोटिङ सिस्टम कसरी गर्ने
0: अहिले पनि त्यही प्रश्न छ कि कहिलेसम्म पुरा होला त्यो,
2: अहिलेसम्म पनि यसको बारेमा कुनै टुङ्गो लाग्न सकेको छैन। निर्वाचन आयोगले यो 5 वर्षमा एब्रोड भोटिङ सिस्टमको लागि प्रयास गर्नुपर्ने थियो, तर त्यस्तो किसिमको कुनै कार्यक्रम हुन सकेको छैन। विदेशमा रहेका नेपालीहरूले को मतदाता नामावलीमा नाम दर्ता गराउनको लागि पनि मतदाता ऐनमा पनि त्यस किसिमको प्रावधान राखेर जब हामीले गृह मन्त्रालय मार्फत पेश गरेका थियौँ त्यति बेला त्यो त्यसले पनि हटाइदियो कि विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता गराउनको लागि अनलाइन सिस्टम को लागि हामीले प्रस्ताव गरेको थियो त्यो हटाइदियो। अहिलेको त फेरि के छ, टेक्नोलोजी धेरै अब हाई भइसकेको छ, यो टेक्नोलोजीको आधारमा मतदाता नामावली सङ्कलन गर्न सकिन्छ र मतदान पनि अब समानुपातिकतिर के प्रत्यक्षतिर के कसरी के गर्ने हो त्यसको अध्ययन गरेर केही खास देशहरूबाट सुरुवात गर्नुपर्छ। अहिले अप्ठ्यारो छैन, अहिले त अनलाइन भोटिङ सिस्टम पनि छ, त्यो गर्न सकिन्छ, त्यसको विधि प्रक्रियाहरू अप्नाएर
0: त्यसको लागि चाहिँ विधि प्रक्रियाहरू बनाउनु पर्यो, त्यसको लागि चाहिँ
2: त्यो गर्नुपर्थ्यो नि। यो 5 वर्षमा निर्वाचन आयोगले नेपाल सरकार राजनीतिक दलहरू मिलेर गर्नुपर्थ्यो नि, यसको लागि पटक पटक आवाजहरू उठिराखेको छ, परमादेश पनि सुप्रिम कोर्टबाट जारी भएको छ नि त होइन, तर त्यो सब केही हुन नसकेकोमा दुःखद कुरा हो नि त।
0: हुन्छ, हामीसँग दुईजना सहभागी हुनुहुन्छ, हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आउनु लागिसकेका छौँ। कृष्ण बिक हुनुहुन्छ दाङबाट, कृष्णजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
6: नमस्ते
0: हजुर, तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस् न।
6: आजको यो अतिथिलाई यो जुन मतदाताको अधिकार त भनिन्छ, तर मतदाता नजिक मतदान गर्ने दिन नजिक आउँदाखेरि जुन नेताहरूले चाहिँ मतदाताहरूलाई किन्ने त्यो पनि एउटा हनन गरे हो कि जस्तो लाग्छ मलाई। मतदाताको जुन अधिकार हनन गरिरह हुन्छ, किनिरह हुन्छ पैसाले, तर यत्रो स्वतन्त्र चाहिँ खर्च गरिरह हुन्छ देशमा, तपाईँको म्यादी प्रहरी आर्मी सबै लगाइरह हुन्छ, तर गाउँ गाउँमा गएर यसो सचेतना गर्ने जनताहरूलाई तपाईँहरू लोभ लालचमा नपर्नुहोस् है, पैसा लिएर भोट हाल्ने काम नगर्नुहोस्, आफ्नो विचारले भोट हाल्नुहोस् भन्ने जस्ता कुराहरू।
0: मतदाता शिक्षाको चाहिँ कमी छ, यहाँले त्यो प्रश्न गर्नुभयो र यो मतदाता किन्ने कुरामा हामी अघि पनि छलफल गरेका थियौँ, प्रश्न तपाईँको त्यहीसँग सम्बन्धित रह्यो, प्रश्नको लागि धन्यवाद तपाईँलाई। म अर्को सहभागी लिन्छु, तीर्थप्रसाद अधिकारी हुनुहुन्छ कालीकोटबाट, तीर्थजी नेपाल चौतारीमा स्वागत छ।
7: हजुर धन्यवाद,
0: तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस्, हामीसँग समय अलिकति कम छ।
7: मेरो प्रश्न के रहेको छ भने, यति निर्वाचनमा होइन मतदान गरेपछि नेपाली जनताले के कस्तो फाइदा हुन्छ यसको बारेमा बताइदिनुहोस् न भन्न चाहन्छु।
0: हस्, प्रश्नको लागि धन्यवाद।
2: उहाँको प्रश्न बुझिएन मैले,
0: मतदाताले मतदान गरिसके पछाडि के फाइदा हुन्छ भन्ने उहाँको प्रश्न थियो तीर्थजीको चाहिँ। हजुर डाक्टर साहब, हामीसँग समय अलिकति कम छ, अनि त्यस्तै एउटा प्रश्न मसँग अझै बाँकी छ, त्यो यो पनि म जोडेर सँगै भन्छु। जस्तो चाहिँ हामीले निर्वाचनको कुरा गरिरहँदाखेरि चाहिँ मतदाता मतदानको कुरा गर्दाखेरि चाहिँ उठाउनै पर्ने विषय र उठिरहेको छलफलमा उठेको चाहिँ यो नो भोट र यो राइट टु रिकलको फिर्ता बोलाउने भन्ने दुईवटा कुरा पनि छ। यो कुरा पनि अब जस्तो अधिकारकै मतदाताको अधिकारकै कुरामा पर्छ, विदेशतिर त त्यो प्र्याक्टिस पनि होला। यो सँगसँगै जोडेर उहाँहरूको प्रश्नलाई पनि जोडेर हामी यहाँले के भन्नुहुन्छ डाक्टर साहब?
2: धन्यवाद। यो विषय करिबेर दोहोरिएको विषय नै हो, अब मुख्य विषय हो मतदातालाई। पहिलो कुरा त होइन, मतदान गर्दाखेरि के फाइदा हुन्छ, अब के हो अब यसको फाइदा भन्दाखेरि लोकतन्त्र, अब अहिले यो प्रश्न किन आयो भने, किनकि राजनीतिक दलहरू इलेक्टेड रिप्रेजेन्टेटिभहरूले जनताको बिचमा जनताको समस्यालाई समाधान गर्न नसकेपछि मतदाताहरूले अब यो प्रश्न गर्न थालेका छन् कि हामीले मतदान गरेपछि हामीले के फाइदा हुन्छ। इन्डिभिजुअली र सामूहिक रूपमा पनि यो प्रश्नहरू उठिराखेका छन् है। त्यसकारण के भने, अब यो गरिबी बेरोजगारी, अहिले पनि अनेक किसिमको जुन छ नि अब कृषिको समस्या छ, औद्योगिक समस्याहरू छ, शिक्षा र स्वास्थ्यमा प्राइभेटाइजेसनले गर्दाखेरि जनता अहिले ठुलो मारमा परेका छन्, उचित शिक्षा उचित स्वास्थ्य राखेको छैन, यो सबले गर्दाखेरि मतदाताहरूमा अब मतदान किन गर्ने, कसको लागि गर्ने भन्ने प्रश्नहरू आइराख्नु स्वाभाविक रूपले देखिराखेको छ। त्यसप्रति राजनीतिक दलहरूले, नेपाल सरकार, यी सबैले सचेत हुनुपर्छ र यसमा गम्भीर हुनुपर्छ। उहाँहरूले मेनिफेस्टो जारी गर्नुहुन्छ, तर मेनिफेस्टोबाट जितेर आइसकेपछि त्यो मेनिफेस्टो फेरि 10-3 फालेको जस्तो देखिन्छ, किनकि सरकार त संघीय सरकार हुन्छ, यो एलायन्सको सरकार हुन्छ, अब आर्थिक कार्यक्रम छुटीछुट लिएर गइराखेको हुन्छ, अहिले तपाईँहरूले देखिराख्नु भएको छ, मेनिफेस्टो छुट्टा छुट्टै हुन्छ, सरकार बाँधाखेरि साझा हुन्छ, अनि कसरी त्यो आफ्नो आफ्नो मेनिफेस्टो अनुसार कार्यक्रमले जान्छ, इकोनोमिक पोलिसी पनि एउटा साझा लिएर जाँदाखेरि त हुन्थ्यो नि, त्यो सब छैन। त्यसकारण यत्रो लामो समय भइसक्यो देशको अर्थव्यवस्था जुन छ उभो लाग्नुको साटो विकास नभएको होइन, तर त्यो विकासले आधारभूत जनताको बिचमा पुग्न सकेको छैन। अहिले पनि खेती जमिन सुक्खा छ, जङ्गल विनाश भइराखेको छ, अहिले पनि चामल निर्यात गरेर खाइराखेका छौँ, मिठो पनि आयात गरेर खाइराखेका छौँ, यस्ता समस्याहरू छन्। त्यसकारण मतदाताले मतदान किन गर्ने भन्ने प्रश्न जुन छ स्वाभाविक उठेको छ। त्यसकारण यो गम्भीर हो, यसको लागि राजनीतिक दलहरूलाई पनि
0: उम्मेदवारहरूले
2: सोध्नुपर्ने हुन्छ है। र अब नेपालमा जुन सुरक्षाको खर्च धेरै भइराखेको छ, यो कुराले हामीले सुरुदेखि नै उठाइराखेका छौँ। यो सुरक्षाको लागि म्याजी प्रहरी अहिले 1,00,000 बढी भयो, सबै निर्वाचनमा म्याजी प्रहरी, नेपाली सेना होइन, सशस्त्र नेपाल प्रहरी सबैको प्रयोग गरेर सुरक्षालाई पिपुल्स ओरिएन्टेड सेक्युरिटीको व्यवस्था गर्न सकियो भने र सुरक्षा एउटा सिम्बोलिक रूपमा रह्यो भने निर्वाचन खर्च कम हुन्छ, तर अनिर्वाचन खर्चलाई सुरक्षामा ज्यादै खर्च हुन्छ। यो चिन्ताको विषय हो, यसको लागि प्रश्न रुकिराखेको छ, प्रश्न उठाउनु हो, धन्यवाद। अब तपाईँहरूले पनि आफ्नो आफ्नो उम्मेदवार क्षेत्रमा आउने उम्मेदवारहरूलाई, आफ्नो क्षेत्रमा भएका इलेक्टेड प्रतिनिधिहरूलाई, पार्टीहरूलाई यो विषयको बारेमा सोध्नुहोस्, यो राम्रो विषय हो। सुरक्षामा खर्च धेरै भइराखेको छ, यसले नियन्त्रण गर्नुपर्छ। र टोटल निर्वाचनमा जुन खर्च भइराखेको छ, खर्बौँ रुपियाँ अब जान्छ, त्यसलाई पनि नियन्त्रण कसरी गर्ने, यसको बारेमा पनि तपाईँ विद्वान साथीहरूले चिन्तन मनन गरिदिनुहोस्, एउटा मेरो त्यो आग्रह पनि छ। नोटाको कुरा जुन उठाउनु भएको छ, नन अफ द एबभ होइन, नोट भोटको, यसको बारेमा पनि अहिले धेरै यसो देशहरूमा सुरु भइसकेको छ, इन्डियामा पनि छ, सुरु भइसकेको छ नोटा होइन, कुनै पनि मतदान उम्मेदवारले मत नदिने किसिमको एउटा त्यो सिस्टम पनि। अब नेपालमा पनि यसको बारेमा विद्वान अधिवक्ता साथीहरूले सुप्रिम कोर्टमा पनि यसको लागि मुद्दा हालेका थिए, रिट निवेदन हालेका थिए, जसको लागि सर्वोच्च कोर्टले सर्वोच्च अदालतले परमादेश पनि जारी गरेको छ, सरकारले निर्देशन पनि दिएको छ कि नोटाको प्रयोग गर्नलाई। तर सरकारले क्याबिनेटबाट डिसिजन नगरेको हुनाले त्यो त निर्वाचन आयोगले राख्न मिल्दैन, त्यो त राजनीतिक दलहरूसँग सरकारसँग सहमति गरेर मात्रै राख्नुपर्ने हुन्छ। त्यसमा क्याबिनेटबाट डिसिजन भएर जुन आउनुपर्ने हो, निर्वाचन आयोगलाई जानकारी गराउनु पर्ने हो कि नोटाको पनि प्रयोग मतपत्रमा गर्ने, अनि त्यसको बारेमा व्यापक छलफल विचार विमर्श गरेर निर्वाचन आयोगले मतपत्रको
0: व्यवस्था, यो नो भोट अथवा राइट टु रिकलको विषयमा हामीले छलफल सुरु गर्नुपर्छ, यस बारेमा चाहिँ व्यापक छलफल हुनुपर्छ, यहाँले भन्नुभयो। हामीले हाम्रो निर्धारित समय करिब करिब सकिसकेका छ डाक्टर अयोध्य प्रसाद यादवज्यू, अब हाम्रो कार्यक्रम चाहिँ अन्तिम, हामी कार्यक्रमको अन्तिम आइसकेका छौँ। आज हामीले नेपाल चौतारीमा मतदान र मतदाता अधिकार भन्ने विषयमा रहेर विभिन्न विषयमा छलफल गर्यौँ। आजको विषयमा छलफलको लागि यहाँ आइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस्, धन्यवाद पनि, तपाईँले पनि अवसर दिनुभयो यत्रो विषयहरूको बारेमा छलफल गर्नको लागि, थ्याङ्क सो मच।
0: ल, हस् धन्यवाद। कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना जिज्ञासा अथवा विचार राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार निर्वाचनको यस्तै विषयमा अर्को एउटा कुनै महत्त्वपूर्ण विषयका साथ फेरि हामी आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हस्त, नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 25।
2: ए निमगली दिदी, निमगली दिदी।
3: हजुर।
4: यतै आउनु न भने
3: के भनेदेखि तिमीहरू यता पो रहेछौ?
5: जाडा घामै प्यारो दिदी, त्यही भएर।
3: त्यो त हो। के भनेदेखि होइन, किन हो अलि यता सर न हिमा, होइन किन नुन खाएको कुखुरा चाहिँ निनाहरू मुख बनाएको थियो त?
5: शरीरमा सन्चो छैन हौ दिदी,
4: यिनलाई बिसन्चो भएको नि धेरै भयो त।
3: के भयो र? यसो जान्नेलाई देखाएको भए हुन्थ्यो त।
4: यिनलाई जान्नेलाई देखाउने भन्दा पनि अर्कै समस्या भएको हो क्या। उनलाई मात्रै भन्दा नि यहाँको महिलाहरू धेरैको समस्या हो यो।
3: के पाठी घर खस्ने समस्या?
4: अँ, त्यही मैले नि डक्टरलाई देखाउन जाऊ भनेको माने होइन। अहिले त उपचार पनि हुन्छ रे भने सुन्या हो।
5: अप्ठ्यारो लागेर नगकी, गाह्रै भयो, अब त जानु पर्ला।
4: जाऊ जाऊ बेलैमा, पछि झन् गाह्रो पार्ला।
3: अनि अरू कोही आउँदैनन् कि के हो त आज मिटिङ?
4: आउलान् नि बिस्तारी, सबै त्यही त हो नि, आफूलाई पैसा चाहिए मात्रै तारिन्छन् नत्र।
5: त्यो त हो। बरु निमकली दिदी, यसपालि चाहिँ मलाई पैसा चाहिन्छ है। मैले भन्न त अध्यक्षलाई पनि भनेको थिएँ।
3: अब उसलाई नै भनेको भए भइगयो नि त। के भनेदेखि मुख्य कुरा पैसा लानेहरूले फिर्ता गर्नु पर्यो।
4: सधैँ यो पैसा उठाउने लिने दिने मात्रै भोग है हाम्रो समूहमा। मलाई त चित्तै परिरहेको छैन क्या निमगली दिदी।
3: काम गर्न त खोज्या हो नि, एउटा सानो भए पनि भवन बनाऊ भनेको, कोही तातिँदैन। मैले त्यत्रो झगडा गरेँ त्यसको लागि, अरूलाई वास्तै छैन।
5: त्यो त अब हाम्रो हातभन्दा बाहिरको कुरा पनि भयो। अब पालिकाले बजेट नै छैन भनेपछि के गर्नु? पैसा उठाएर बनाउन सकिने कुरा भएन।
3: बजेट नहुने भन्ने कुरा हुन्छ र? त्यो त हामीलाई भनिदिएका हुन्, कमताका छन्, नबुझ्या हो र मैले?
5: अब छैन भनेपछि झगडा गरेर मात्रै भएन। बरु दिदी, पहिले जस्तो तालिमहरूको लागि चाहिँ पहल गर्नु पर्यो। फेरि अबको पालि चाहिँ म पनि तालिममा बस्छु।
3: हुन्छ, अहिले मिटिङमा कुरा निकाल न। अब पहिले तालिममा बस भनेर भनेकै हो, तिमीले चासो दिएनौ।
5: भन्नुभएको थियो भन्न त, अब त्यो बेला त्यस्तै भयो।
3: ए, मैले नि त्यही तालिम लिएरै धेर थोर अचारबाटै कमाएकी छु। सरलाले नि सिलाइ बुनाई तालिम लिएर त्यति राम्ररी टेलर चलाएकी थिए।
4: त्यो भन्दा नि मैले भनेको यसो कहिलेकाहीँ समूहबाट भ्रमण जाउँ, यसो रमाइलो गरौँ भन्न खोजेको। उता हाम्रो माइतमा आमा समूहबाट कहाँ कहाँ घुम्न जान्छ?
3: यस्ता कुरा त पहिले पनि उठ्यायो, कहीँ जाने भनेपछि सबै पछि अट्छन्।
4: खोइ कस्ता हुने यहाँका मान्छे त, साह्रै लोभी।
3: सबैले अरूलाई त्यस्तै देख्ने हो। के भनेदेखि आफूलाई पर्दा जोनी उस्तै हो।
4: किन रिसाउनु भयो दिदी? मैले तपाईँलाई भने होइन नि।
3: अब कति भयो, मैले यसो एउटा नाचगानको कार्यक्रम गरौँ भनेको, कोही अघि सरेन।
4: हाम्रो दिदीमा नाचगानको रस अझै मर्या छैन है।
3: बुढी भयो र नत्र निमकली खत्रीले के गर्थे उमेर, तिमीहरूलाई के थाहा?
5: बुढी भए पनि हाम्रै निमकली दिदीको तन्नेरीको भन्दा कमता जोस छैन है।
4: त्यो त हो। दिदी मात्रै के, उत्सव पनि नाच नगाउन भनेपछि त दिदीकै बिडो थाम्ने खालको छ।
5: हो हुन त, तर आजकल उत्सव पहिला जस्तो रमाइलो नभएको कि जस्तो मान्छु है म त।
4: बुढी दुई जिउकी भा भएर हो कि त?
5: तिमी पनि जे कुरामा नै जिस्किन्छौ। निमकली दिदी, बुढाबुढीको ठुलै झगडा भएको हो र? रमा पनि अस्ति गुनासो गर्दै थियो मसँग।
3: त्यस्तो केही भएन, पहिले छोरालाई टुनामुना लगाएर जे भन्यो त्यही मान्ने बनाएकी थिए। के भनेदेखि अब अहिले उसको कुरा सुन्दैनन्, मैले जे भन्यो त्यही मान्छ, अनि नाना थरी कुरा गरी हिँड्छे नि।
4: त्यस्तो के गर्नु भयो र दिदी उत्सवलाई? हामीलाई पनि सिकाइदिनु नि, लौ न, आफ्नो छोरोलाई पनि त्यस्तै नगरी भएको छैन।

0: ए, काकीलाई चामल केलाउनु कस्तो जाँगर लाग्यो?
1: पाँच सात दिनलाई पुग्ने गरी चामल केलाएर राखेपछि पकाउने बेला सजिलो भयो नि त।
0: अनि काकालाई चाहिँ के भयो आज? छिनछिनमा टोलाउनुहुन्छ।
1: ए बुढा त कति तनाव लिरा भने?
2: तनाव हुँदैन त, हिजोदेखि छोरो घर नै आएको छैन।
0: सगत बाबु कहाँ जानुभयो र?
2: खै त्यही तल पुष्पाको घरतिर गएर बस्या छ रे।
0: ल म त माझकटतिर जानुभएको होला भन्ने सोचे। त्यही तल गएर बस्नु भने के काम परेर सौगात बाबुलाई?
1: के को कामले गएर बस्या हुनु? आमा बाबुलाई घुर्की लगाएको नि, घर आउँदिन भनेर फोनसम्म पुष्पालाई गर्न लगाएको थियो।
0: किन नि?
1: हामीले कुसुमको बिहा गरिदिन लायौँ नि, बहिनीको बिहा नगरिदिने भनेर अडान लिएर बसेछ।
2: त्यही त, के गर्नु?
0: किन काकी, केटो चित्त बुझेन रे?
2: अब केटो के कस्तो छ भनेर सोधखोज गरे भए पो चित्त बुझ्ने नबुझ्ने हुन्छ भने? सोधखोज केही गरेका छैन, बिहा नगरिदिने भनेपछि नगरिदिने नगरिदिने, हाम्रो त केही कुरा सुन्ने नै होइन।
0: सौगात बाबुले पनि त्यस्तो भनेर त कहाँ भयो र? कि केटाको केही कुरो मन नपर्न पर्यो? चित्त नबुझेपछि पो दिन्न भन्न पनि सुहाउँछ त।
1: खालि बहिनीको बिहा गर्ने बेला भएको छैन भन्छ, कति सम्झौ, दिक्कै लागिसक्यो।
0: कुसुम पन्ध्र वर्ष कि भइन होइन र काकी?
1: हो त, यही असारदेखि पन्ध्र लागेर आयो।
0: सौगात बाबुलाई बहिनी अझै सानै छे जस्तो लाग्यो कि क्या हो?
1: त्यही त भन्छ नि,
2: अब छोरीको जात दिन न एक दिन त बिहा गरेर पठाउनै छ। राम्रो घरबाट कुरा आएको बेला दिन पाए ढुक्क हुन्थ्यो भने।
1: अब त्यो सौगातले बिहा नगरिदिनु भन्दैमा हामीले आफ्नो कर्तव्य बिर्सिनु भएर?
0: त्यही त काकी,
1: हद गरे बिहा गरिदिए भनेर एक दुई महिना रिसाउला, बिस्तारै सबै ठिक हुँदै जान्छ। बहिनी खुसी भएको देखेपछि रिसाएर बस्ला र?
0: उमेर पुगेको बहिनीलाई बाआमाले बिहा गरेर पठाइदे भनेर रिसाउन त पाइएन है काकी। सौगात बाबुले जे सोचे पनि कुसुमको बिहा गर्ने उमेर चाहिँ भयो है।
1: किन नहुनु? त्यसको उमेरमा मैले मिरालाई पाइसकेका थिएँ।
2: यहाँ हेर त, कोदालोको बिँड यतिको लामो पारे हुन्छ?
0: हुन्छ काका, अलिकति मसिनो बनाइदिनु है, मोटो भयो भने फेरि समाउनै अप्ठ्यारो हुन्छ।
2: अब छोरी सानी छे भनेर बस्दा मिरा जसरी हिँड्दी भने के गर्नु? एउटी छोरीले समाजका अगाडि नाक काटेर गइहाले, अर्की पनि त्यस्तै भइदिए भने गाउँलेका अगाडि कसरी मुख देखाउनु?
0: त्यो चाहिँ हो है काका, सानाले ठुलाकै देखासिकी गर्ने त हुन्। त्यो उमेरका केटाकेटीको मनमा के छ भन्ने थाहा नै हुन्न।
1: त्यही भएर त मैले सौगातको बालाई कराएको कराइ छु त, सबै कुराले साथ दिए बेला आलटाल नगरौँ भनेर।
2: मैले कान्छीको बिहा नगर्ने भनेको छु र? घर व्यवहार सबै सम्हाल्ने छोराको कुरा सुनेको नसुने गर्न पनि त भएन।
1: चाहिने कुरा गरे भए पो सुन्नु, उमेर पुगेकी छोरीको बिहा गर्न नदिएर पाइन्छ?
0: बिहा गरेर अर्काको घर पठाउनु पर्ने जातलाई सधैँ आफैसँग राख्छु भनेर हुँदैन है काकी, बेलैमा व्यवहारमा पारिदिइहाल्नुपर्छ।
1: हो नि, अब हाम्री कुसुम लेखापढी गरेर जागिर खाली भन्ने छैन, बरु बेलैमा व्यवहारिक बनाइदियो भने ढुक्कले बस्न त पाइन्छ।
0: छोरीको जातले लेखापढी गरेर जागिरै खाए पनि आखिर हुने केही होइन, अन्त्यमा गएर घर व्यवहार सम्हाल्नै पर्छ।
1: हो नि,
2: त्यसमाथि हाम्री कान्छी पढ्न मन पनि गर्दिन, अब त्यसलाई घरमै थन्काएर राख्नुभन्दा त?
0: त्यही त भन्दैछु नि मैले पनि, के थाहा पढ्न छोडे भने बुवाआमाले मेरो बिहे गरिदिन्छन् भन्ने सोचेर पो पढ्न नगकिन् कि। मलाई त त्यस्तै लाग्छ है काका काकी।
3: होइन, यो चिसो मलाई मात्र हो कि तैँले पनि फिल गरिरहेछ स्यार? आयुष,
4: मेरो त कुरै नगर, पुरै ग्रसित हो, यो चिसो भनेपछि सहनै सक्दिन
3: है। त झन् लास्टै बारेछ जस्तो यार, कि विवेक दाईको प्राण खान्छ जस्तो चिसो त नि केटा, धाइले खुकुरीले च्वाट्ट काटे जस्तो काट्छ बुझिस्।
4: यस्तोले चिसो काट्ने भए त म उहिले खाइदिन्थेँ दाई, अहिले पराठा र तात तातो सु खाएपछि आफै ठिक हुन्छ।
3: दाई, दुई सेट परौठा भन्नुभयो होइन?
5: हो,
3: यही राखिदिनुहोस्।
5: हस्,
4: अनि सुप पनि भनेको थियो त, खै ल्याइदिनु भएन त?
3: हेर्नु न दाई, सुप त सकिएछ, यो जाडोमा सबैले सुपै माग्ने।
5: थै, कस्तो आलु होटेल रहेछ यार, झन् यहाँ सुखाना पाइन्छ भनेर भन्दै आएको त झन्।
3: यो आलु होटल होइन क्या दाई, परौठा होटल हो, फेरि अर्कोचोटि आउँदा खाउँला नि।
5: कसो अचार पनि सकिएन छ, वाइफाईको पनि व्यवस्था छ, लेखेको मात्रै हो कि चल्छ पनि?
6: चल्छ दाई, जोइन गर्नु न भोजनालयमा।
5: अनि पासवर्ड?
6: त्यही छ, हेर्नु न।
4: ए पासवर्ड हेरेछ दाई, ए अन्त नो पासवर्ड NOPASSWORD। यहाँ चाहिँ क्यापिटल है दाई।
5: ए खतरा पासवर्ड राखेछ त।
4: क्रिएटिभिटी नि दाई, पक्नु है, म नि जोइन गर्छु।
5: भयो दाई, भयो भयो।
4: यहाँको पराठा चाहिँ मिठो है विवेक दाई, काजु बदम हालेर बनाएको पराठा, तरकारीको झोल, ठेकीबाटै झिकेको दाई।
5: अह अरू सब ठिक छ? यो सुप्न भयो अलि राख भयो क्या।
4: ए यहाँ त विवेक दाई, भाउजूको टिकटक पनि रहेछ त।
5: को भाउजू भन्छ?
4: हेर्नु न आफै, कि चिन्नु भएन?
5: मुला उपमाको भिडियो देखाएर चिन्नु भएन भन्छ। उपमाको त म आँखाको परेला मात्रै देखेर नि चिन्छु, बुझिस्? भिडियो नचिन्ने कुरा हुन्छ?
4: साँच्ची तपाईँहरूको सेटिङ पनि दामी छ है, पुरै हिरो हिरोइन जस्तै।
5: मिलाउनु जाने पछि भइहाल्छ नि, तँ पो बोल्नै सक्दैनौ सर।
4: मलाई त के भयो के भएको दाई, आँटै आउँदैन भने। साँच्ची उपमा पनि तपाईँसँग यस्तै फिदा हो कि तपाईँ मात्रै?
5: किन, कुनै डाउट?
4: होइन, सोधे मात्र।
5: बिचरी पागल भाछे, तिन महिना सास फेर्ने गाह्रो हुन्छ भन्न थालिछ कि
4: हो है। तर आज तपाईँहरूको खासै भेट भएको देख्दिनँ त।
5: मान्छे नै यहाँ छैन त,
4: कहाँ जानुभएछ त दाईलाई एक्लै छोडेर?
5: हिटौडा गएको छ सुटिङमा। बरु तेरो मुनुको के छ खबर, सुना न मलाई।
4: केही छैन, मलाई तपाईँको जस्तो कुराकानी मिलाउन आउँदैन।
5: ओहो, कुरा बनाउनु त खुब आउँछ है मुला घुसघुसे। बरु भन, डेटिङ गइस् कि गइनस्?
4: अहिलेसम्म फोन त गर्न मान्दैनै, अझ डेटिङ भन्ने त सम्झिने पानी छम्किने हो दाई।
5: डेटिङ छैन, भेटघाट छैन, अनि त्यसले गर्छस् के त मुला मुनुसँग?
4: के गर्नु, त्यो गफसप गर्ने त हो नि।
5: सब त के गर्न पाउँथिस् र, गफ चाहिँ बाँकी नराखी गरिस् होला होइन? हाँसिस् त पुरै घिजै देखाएर, कुरो घत लाग्यो कि क्या हो?
4: घत लाग्ने कुरा गरिस् लागिहाल्छ नि दाई।
5: गफ मात्रै पनि के गर्छस् यार, यसो कहिलेकाहीँ मनै हरर र हुने खालको फोटो पनि झिका न।
4: त्यो त पहिला यताबाट आफूले पठाउनु पऱ्यो रे, अनि बल्ल उताबाट हुन्छ रे।
5: वा रे वा, पुरै कुरा गरी भ्याएछस् त, अनि पठाइस् त?
4: छैन।
5: कस्तो फोटो चाहिँ मागेको रहेछ तेरो?
4: त्यस्तै अलि त्यस्तै त्यस्तै फोटो के दाई, बुझ्नु न।
5: केटी त खतरा भेटेको रहेछस् त, अनि पठाउनु पर्दैन त मुला?
4: यत्तिकै भनेको हो कि, फेरि पठाएपछि के सोच्ला?
5: हेर आयुष, केटीहरूले प्रायः यस्तै कुरा मन पराउँछ, नचिनेको मान्छेसँग त झन् एकदम सेफ फिल गर्छन्, बुझिस्? मैले भने मान्छस् भने उसले मागे भन्दा पनि अझै खतरा फोटो पठाइदिए, अनि पो कुरा अगाडि बढ्छ।
7: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ? यसको सही उत्तर हो 4 पटक। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत धनकुटाबाट कल्पना मगर, खोटाङबाट बबिता चामलिङ, सुनसरीबाट एडमन्ड पराजुली र चितवनबाट पारस मोक्तान तामाङ विजय हुनु भएको छ। तपाईहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ? प्रश्न फेरि एक पटक, आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ?
8: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 3210 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्जना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। मंगसिर 4 गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ। यति बेला राजनैतिक दलका नेता कार्यकर्ताहरू दौड़धूपमा छन्। नेपाल चौतारीमा हामी पनि निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FN पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बान्सँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 98015 75008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: चुनावको मिति नजिकिएसँगै कुन ठाउँमा कसलाई टिकट दिने, प्रत्यक्षतर्फ कसलाई दिने, टिकट पाउने व्यक्तिलाई त्यो ठाउँमा जित्न कति सहज छ, यस्तै विषयमा दलहरू अहिले आन्तरिक छलफल गरिरहेका छन्। अहिले नेपाली कांग्रेस पनि सम्भवतः यही काममा व्यस्त छ। नेपालको सबैभन्दा ठूलो समाजवादी लोकतान्त्रिक राजनीतिक दल हो नेपाली कांग्रेस। तर पार्टीभित्रको विवादबाट भने यो पनि मुक्त छैन। जब जब निर्वाचन आउँछ तब पार्टीभित्रको विवाद झन्झन उत्कर्षमा पुग्छ। अहिले कांग्रेस संस्थापन पक्ष र संस्थापन इतर पक्ष बीच पनि समानुपातिक सूची र गठबन्धनको बारेमा विवाद भइरहेको छ। आज हामी कांग्रेसभित्रको विवाद, यस विवादले आन्तरिक द्वन्द्वले पार्टीलाई पर्न सक्ने असर र पार्टीभित्रको विवाद अब कांग्रेसले कसरी सामे पार्छ, यही विषयमा नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीसँग कुराकानी गर्दैछौ। शंकरज्यू, तपाईँलाई स्वागत छ नेपाल चौतारीमा।
3: धन्यवाद, नमस्ते।
1: आराम हुनुहुन्छ?
3: आरामै।
1: आजभोलि एकदमै दौड़ धूप होला, अब चुनावको मिति नजिकिँदैछ है।
3: म तपाईँलाई एउटा आग्रह गर्छु, पूरा राजनीति मात्र गर्दिनँ, म गान्धीवादी संस्थासँग जोडिएको छु, नेपालको पहिलो गैर सरकारी संस्था। त्यो संस्था मार्फत हामीले आज एउटा दुईजना भारतबाट र इन्डोनेसियाबाट अतिथिहरू मगाएर गान्धी सन्धि प्रवचन गराएका थियौँ। प्रथम राष्ट्रपति रामरण यादव आउनुभएको थियो, म त्यो कार्यक्रम सकाएर तपाईँहरूसँग आउँदै थियो, अहिले उपस्थित भएको छु। यसको साथैमा काङ्ग्रेस पार्टीको घोषणा पत्र लेख्ने स्थानीय घोषणा पत्र लेखन समितिमा पनि थिएँ, म अहिलेको घोषणा पत्र लेखन समिति संलग्न छु र पार्टीको अरू गतिविधिमा संलग्न छु।
1: हजुर, अब नेपालीहरूको महान चाड बडा दशैं आएको छ। यो बडा दशैंमा चाहिँ अब वर्षभरि भएका तितापिरा कुराहरू जुन छन् नि ती सबै विवादहरू बिर्सेर खुसी हुनुपर्छ भन्ने गरिन्छ। यो नेपाली कांग्रेसभित्र त झन्झन विवाद थपिँदैछ है। यस यो विवादले त तपाईँहरूलाई पनि पक्कै पनि तनाव पारेको होला।
3: नेपाली कांग्रेसको इतिहासका जानकारहरूलाई, यसमा लामो समय काम गरेका मानिसहरूका लागि, नेता कार्यकर्ता र नजिकबाट व्यक्तिहरूलाई यो कुनै नयाँ कुरा होइन। तर जुन शैलीले पार्टीमा सेवा दुर्गाको दोस्रोपटक अनुमोदन हुँदै गर्दा युवा पन्थका नेताहरू पनि पार्टीमा आउनुभएको थियो, त्यसमा पार्टीको हाई र्याङ्कमा प्रवेश भएको थियो, त्यसले पार्टीको निर्णय प्रक्रियामा र अरू पनि यावत प्रक्रियामा सरकार सञ्चालनमा लगायतका कुरामा केही विशेष बदलाव आउँछ भन्ने अपेक्षा थियो, त्यो अपेक्षा पूरा नभएको अवस्था पनि हो। र त्यो हिसाबले हेर्दाखेरि हामीले अहिले नेपाली कांग्रेस पार्टीले विधान मानिरहेको छ कि छैन, विधान फलो गरेको छ कि छैन त भन्दाखेरि, अहिले विधानमा लेखिएको छ कि कुनै पनि निकायको आम निर्वाचन अगाडि जाए, चाहे त्यो प्रदेश होस्, चाहे सेङ्घ, चाहे सङ्घ होस् अथवा पालिकाको होस्, त्यो 1 महिना अगाडि उम्मेद्वार तय गर्ने भनिएको छ। त्यो हुन सकिरहेको छैन नोमिनेसनको डेटभन्दा अगाडि, त अहिले त्यही रडाएको भएको छ। र शेरवार देउवाको एउटा समस्या, वर्तमान पार्टी सभाको एउटा समस्या के रह्यो भन्दाखेरि, उहाँले कोलिसन पार्टनरहरूलाई इन्ट्याक्ट एकट्ठा राख्नमा पार्टीलाई नै अन्याय गर्नुभएको छ र त्यस कारणले अहिलेको लफडा विवादहरू देखाएको।
1: हजुर, अब तपाईँले नै भन्नुभयो लामो समयदेखि यो पार्टीभित्र नै अब भनौ न एक पक्ष र अर्को पक्ष बीच आन्तरिक द्वन्द चाहिँ भइरहेको छ। खासमा अब यो त अब नेपालको सबैभन्दा ठूलो पार्टी पनि हो काङ्ग्रेस। काङ्ग्रेस आफैभित्र यस्तो आन्तरिक विवाद हुनुले चाहिँ पार्टीलाई नै पर्ने असर पनि त होला नि त। पार्टीलाई कस्तो असर पर्ने देख्नुहुन्छ तपाईँ एउटा युवा नेताको हैसियतले हेर्दाखेरि?
3: कुनै पनि जीवन्त पार्टीभित्र द्वन्द अन्तर्द्वन्द चलिरहन्छ, घर्षण चलिरहन्छ, सामान्य कुरा। पार्टीभित्र द्वन्द चलेन, अन्तर्द्वन्द घर्षण चलन, पार्टी नयाँ विचार आउँदैन, नयाँ मानिसहरू आउँदैन, पार्टीको पार्टी एउटा मोनोटोनस मोनोलिथ भएर जान्छ। त्यसले विवाद र घर्षणहरू एकदम राम्रो हो, तर ती विवाद र घर्षणहरूले आन्तरिक द्वन्दहरूले पार्टीको आन्तरिक जीवनमा र देशलाई पनि बदलाव हुने कुरामा योगदान गरेका छन् छैनन्, तिनीहरू के मुद्दा उठाइरहेका छन्, के विषयमा बोलिरहेका छन्, त्यो कुरा चाहिँ महत्त्वपूर्ण हुन आउँछ। र अहिले जुन किसिमले पार्टीको एउटा पक्ष शेरबहादुर देउवाको एउटा समूह रह्यो र अरू अर्को समूह रह्यो र देशभरिको आम कार्यकर्ता शेरबहादुर देउवालाई नै भोट हालेका कार्यकर्ताहरू पनि खुसी नै अवस्था छ र उहाँले बोल्न सकिराख्नु भएको छ। एउटा ब्रोडर फ्रेमवर्कमा हेर्दाखेरि के देखिन्छ?

0: किनकि पार्टी भनेको सत्ता कब्जा गर्ने सत्तामा जाने मात्र मेसिनरी हो। यो कुरा मैले मेरो पुस्तक 85,000 काङ्ग्रेस अनि प्रश्न लेखेको थिएँ। आज पार्टीका महामन्त्री गगन थापाले पनि यो कुरा बोल्नु भएको छ। उहाँले के भन्नुहुन्छ भने पार्टी भनेको सत्तामा जाने मेसिनरी मात्र होइन, सत्तामा पुग्ने मेसिन मात्र होइन, पार्टीका अरू पनि कुराहरू छन्, पार्टीका कार्यकर्ताहरूका यावत डिमान्डहरू छन्, जनता एकातिर छन्। हामीले कोरोनाको कालमा सरकारले काम गरेर आलोचना गर्यौँ, केपी सरकार अहिले डेङ्गुले आम जनता आक्रान्त छन्, हाम्रो सरकारले डेङ्गुको बारेमा यथेष्ट काम दिन सकिरहेको छैन, उहाँले आफ्नै पार्टीको सरकारको आलोचना गरिराख्नु भएको छ र त्यसले सायद धेरै कुरा बताउँछ।
1: हजुर, अब यो विवाद जहिले पनि अब भित्र एक पक्षले अर्को पक्षको विवाद चाहिँ भइरहेको छ, तर जब जब निर्वाचन आउँछ तब तब काङ्ग्रेसभित्रको विवाद झन उत्कर्षमा पुग्छ। स्थानीय तहको चुनावलाई हेर्ने हो भने पनि त्यतिखेर पनि चुनाव के अरे यो विवाद झनै बढ्यो, अहिले पनि झनझन बढ्दैछ। हिजो अस्ति मात्रै धरना दिने कार्यक्रम पनि भयो संस्था पनि इतर पक्षको, चियापान कार्यक्रममा पनि विरोध सभा नै गरेको छ होइन। खासमा यसको समस्या कहाँनिर हो, यो ज्वरो चाहिँ कहाँनिर भनौँ न, यो समस्याको ज्वरो चाहिँ के हो?
0: यो जहिले पनि पार्टीहरूमा जुन आन्दोलनको समयमा जसले पनि योगदान गर्न सक्छ, कुर्बान गर्न सक्छ, तर निर्वाचन भनेको राज्यको नियुक्तिका पदहरू भनेको त्यसमा सीमित मात्र अवसर हुन्छ, सीमित मात्र व्यक्तिलाई चान्स पाइन्छ। पार्टीले आन्दोलन आह्वान गर्छ, सयौं हजारौं कार्यकर्ता सडकमा आउँछ, तर जब संसदको चुनाव हुन्छ देशभरिबाट तपाईँले जम्मा 365 जना, सरी, तपाईँले देशभरिबाट जम्मा 275 जना बोल्न पाउनुहुन्छ। 275 मध्ये जम्मा आधा हाराहारी पनि त्यहाँ संसद पुग्दैन भनेको त्यो अवसरको न्यायोचित वितरण हुन्छ कि हुँदैन, अवसरको वितरण कसरी भइरहेको छ, पार्टीका कार्यकर्ताहरूको मूल्याङ्कन कसरी भइरहेको छ, पार्टीले कुन विधिबाट काम गरेको छ, पार्टीको विधानको पालना भएको छ कि छैन, र यो सबै पालना गर्दा गर्दै आम मानिसहरूको सरकार के छ, समयको गति कता गइरहेको छ, त्यो पार्टी नेतृत्वले बुझेर निर्णय गरेको छ कि छैन, त्यो कुरा धेरै म्याटर गर्छ। र अहिले पछिल्लो स्थानीय निकायपछि नेपाली राजनीति अहिले सबैभन्दा ठुलो संशयका बीचबाट नेपाली राजनीति गुज्रिरहेको छ। संशय इन द सेन्स कि जति हामीले 46 सालपछि निर्वाचनहरू देख्यौँ, चाहे त्यो 48 होस्, चाहे 51 होस्, चाहे 56 होस्, चाहे 64, चाहे 70, चाहे 74, यो दोस्रो गणतान्त्रिक संसदको लागि संवत्ना नसीको मक्सिरमा हुने गइरहेको चुनाव धेरै किसिमले र डिफाइनिङ मोमेन्ट हुनेवाला छ। यसले यो नयाँ राजनीति र पुरानो राजनीतिको द्वन्द्व जुन छ, यो नयाँ दलहरू स्वतन्त्रको लहर, पुरानो दलहरू सक्षि लिन सक्छन्, त्यसको द्वन्द्वको एकदम घर्षणको चाहिँ क्लाइमेक्स रूपमा हामीले चुनावलाई रोचक शैली इन्तजार गर्नुपर्नेछ। र त्यो बेलामा नेपाली काङ्ग्रेस संस्थित पार्टीले जसले 56 सालमा नै भावी प्रधानमन्त्री भनेर गिरिजा प्रसादले नै आफ्नो पार्टीभित्रको राइभललाई प्रतिद्वन्दीलाई किशोर भट्टराईलाई भावी प्रधानमन्त्री भनेर चाहिँ आह्वान गरेर देशभरि जनताबाट अनुरोध गर्नुभयो, अहिले यस्तो समयमा शेरबहादुर देउवाले पनि काङ्ग्रेसमा नयाँ चेहरालाई, मैले अब विश्राममा जाँदै गर्दाखेरि नयाँ चेहरालाई, नयाँ राजनीति भएको छ, हामीसँग पार्टीमा यस्तो युवाहरू छन् भएर उहाँले कसैलाई घोषणा गरेर जानु पर्दैन। त्यसभरि तपाईँले जनमत संग्रहहरू देख्नुभएको छ, त्यहाँ यो पपुलर सर्वेहरू देख्नुभएको छ, ती सर्वेहरूले नेपाली काङ्ग्रेस पार्टीले गगन थापालाई प्रधानमन्त्री उनीहरू घोषणा गरेर गयो भने काङ्ग्रेस एक्लै पनि बहुमत हारेर पुग्छ भन्ने देखाएका थिए। तर त्यो कुरा नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय कार्यसमिति बहसको विषय भएन। पछिल्लो दुईवटा जो महामन्त्री विश्वप्रकाश शर्माले पनि गगनजीको वक्तव्यलाई समर्थन गर्नुभयो भाइ प्रधानमन्त्री रूपमा, उहाँले पनि बोल्नु भएन, र गगन थापासँग उहाँको विचार मिल्ने भनिएका समूहका केन्द्रीय सदस्यले त्यो कुरा पार्टीको आधिकारिक बैठकमा कुरा राख्नु भएन। हामी जस्तो व्यक्तिहरूले बाहिर मीडिया मार्फत त्यो कुरा बोलिरहेका छौँ, अरू नागरिक समाजका साथीहरूले बोलिरहनु भएको छ। यो सबैका बावजुद कङ्ग्रेसले गगन थापाले भने जस्तै के सीमित व्यक्तिलाई सत्ताको स्रोत, सत्ताको साधन मात्र त्रिपाठी बनेको हो त, त्यो गम्भीर आफ्नो समीक्षा र चिन्तन मननको विषय भएको छ। र काङ्ग्रेसका कार्यकर्ताहरूमा अहिले जुन किसिमको फ्रस्ट्रेसन आएको छ, त्यो फ्रस्ट्रेसन तपाईँले चुनाव जित्नुहुन्छ हार्नुहुन्छ अलग कुरा, तर तपाईँ अवसरबाट वञ्चित गराइयो। नेपाली काङ्ग्रेस पार्टीले 165 स्थानमा आधा स्थान छोड्दै गर्दाखेरि स्वाभाविक रूपमा आधा साथीहरूले एउटा प्रतिस्पर्धाको अवसरबाट वञ्चित भए, त्यसको पार्टीको जीवनमा त्यसको दुर्गामी प्रभाव पर्नेवाला छ। र गठबन्धनको राजनीतिमा तपाईँको लोकप्रिय कार्यक्रममा के भनौँ भन्दाखेरि, गठबन्धनको राजनीतिमा त्यो भारतमा चाहे बिजेपी होस् चाहे काङ्ग्रेस पार्टी होस्, सबैभन्दा ठुलो कोलिसन पार्टनरले झन्डै 72-75% सिटहरू पाउँथ्यो प्रतिशतमा। यहाँ त कोलिसनको सबभन्दा ठुलो पार्टनरलाई साइजमा राखेर कोलिसन भइरहेको छ, काङ्ग्रेसलाई 50% खुम्च्याएर, काङ्ग्रेसलाई साइजमा राखेर, काङ्ग्रेस

0: अरू नेकपा माओवादी बाहेक अरू दलसँग मिल्दा काङ्ग्रेसको सरकारी नबन्ने अवस्था पुरेसन गराइरहेछ। त्यो कुरा पार्टी सदस्य राव देउवालले सहर्ष स्वीकार र अगाडि बढ्नुभएको छ, त्यसले अप्रिय अवस्था सिर्जना गरेको
1: भनेपछि अहिलेका देशको नेतृत्व गरिराख्नुभएका प्रधानमन्त्री तपाईँकै पार्टीको सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकलौटी निर्णय गर्नुभएको हो, कसै तपाईँहरूका कुराहरू नसुनेर?
0: यो एकलौटी निर्णय भन्दा पनि पार्टीमा उहाँको बहुमत छ, पार्टीले उहाँलाई नोमिनेसन गर्ने अधिकार पनि दिएको छ। पार्टीको निर्णयको विधि भनेको बहुमतकै निर्णय मान्ने हो, अन्तिममा संख्या मानिन्छ। तर संख्या मान्नुको मतलब तपाईँले एजेन्डा लिड गर्नुभएको छ कि छैन, तपाईँले देशलाई निकास दिने एजेन्डा लिड गर्नुभएको छ कि छैन, तपाईँले आफ्नै समूहका अबोध कार्यकर्ताहरू जो छन्, जो पिर्सिएका छन्, जो बोल्न सकेका छैनन्, टिकट आधार निर्वाचन क्षेत्रमा टिकट कट्दै गर्दाखेरि त शेखर गगन समूह मात्र कटेको छैन नि त, शेरबहादुर देउवा समूहको साथीहरूको पनि टिकट कटेको छ। त्यो कुरालाई उहाँले कसरी एड्रेस गर्दै हुन्छ, कसरी सम्बोधन गर्दै हुन्छ? त त्यो कुरा उहाँसँग बहुमत छ, तर बहुमतको नाममा उहाँले पार्टीका कार्यकर्ताहरूमा रहेको जुन असन्तुष्टि छ, त्यो असन्तुष्टिलाई उहाँले राइटफुल्ली एड्रेस गर्नुभएको छ कि छैन त अहिलेको समस्या त्यो।
1: भनेपछि यो हुन त अब तपाईँहरूले पटक पटक माग गरिराख्नु भएको छ, अब होइन शेखर पक्ष पनि भनौँ न यो संस्थापन इतर पक्षले पनि विभिन्न कहिले बैठक गर्ने, कहिले अब धरना दिने, कहिले आन्दोलनका कार्यक्रमहरू, अब त सड़कमा पनि आउँछु पनि भनिरहेको छ एक पक्षले, होइन त्यहाँभित्र बहुमत बढी भयो सभापतिसँग र त्यही भएर अर्को पक्षको कुरा नसुनेर यहाँ बीच अब दुई पक्षको कुरा नमिल्दा विवाद उत्कर्षमा पुग्न खोज्यो।
0: यो अरू अर्को पक्षका साथीहरूको डिमान्ड, जस्तै शेरबहादुर देउवासँग विमति राखेका छन् पार्टीको रणनीति, पार्टी सञ्चालनमा एउटा मत के थियो भन्दा नेपाली काङ्ग्रेस पार्टीमा मैले कान्तिपुरको लेखमा पनि भनेको थिएँ, म जहाँ स्तम्भकार पनि छु, कि शेरबहादुर इतरको समूह, शेखर समूह, गगन समूह पार्टीले थपटा चुनाव हार्छ केही फरक पर्दैन, तर पार्टीको सिद्धान्त मान्यता हार्नु हुँदैन, बरु कुरो पाँच वर्ष थियो फेरि पनि कम्युनिस्ट चलाउनु थियो, त्यही फरक पर्दैन, तर एक्लै सङ्घर्ष गरौँ भन्ने मत पनि थियो।
1: हजुर, तपाईँले यहाँ एक्लै सङ्घर्ष गर्नुपर्छ भनिराख्दाखेरि नेपालको सबैभन्दा ठूलो पार्टी नै काङ्ग्रेस हो, तर काङ्ग्रेस जहिले पनि निर्वाचनमा एक्लै जनता समक्ष जाने आँट गर्दैन, जहिले पनि अरूको सहारा खोज्छ, किन?
0: तपाईँले गलत बुझ्दै हुनुहुन्छ। नेपालको इलेक्ट्रल हिस्ट्रीमा 64मा पार्सियल कोलिसन भएको, अहिले जस्तो भएको होइन, जम्मा पाँच दस सिट मात्र छोडेको थियो, मधेसको केही भाग छोडेको होइन भने नेपाली काङ्ग्रेस 15 सालमा होस्, 48 होस्, 51 होस, 56 होस्, 64 होस, 70 होस, नेपाली काङ्ग्रेस एक्लै लडेको छ। आई रिक्वेस्ट यु टु करेक्ट द्याट स्टेटमेन्ट फर्स्ट। तर अहिले विशेष परिस्थिति आएको छ, संविधान जोगाउने कुरा, लोकतन्त्रको जगेर्ना गर्ने कुरा छ, त्यो भएर कोलिएसन गर्ने भनेर भने त कोलिएसन के आधारमा गर्ने, कुन शर्त लगाएर राख्ने? पार्टीको सबैभन्दा जुन बलियो पक्ष हो, त्यो बलियो पक्षको उपेक्षा गरेर कोलिएसन गर्न भएन, त्यो कुरा कोलिएसन पार्टनरहरूलाई सम्झाउनु पर्यो, बुझाउनु पर्यो। त्यो कुरामा शेरबहादुर कमजोरी रह्यो र पार्टीको बहुसंख्यक साथीहरूको ऊर्जालाई चुनावमा लिएर जान पर्यो, सँगसँगै पार्टी बहुसंख्यक कार्यकर्ताहरूको ऊर्जालाई बाहिर राखेर पार्टी पहिलो पार्टी बन्दैन। अहिले पनि देशभरिका सर्वेहरू देखाएका छन् वर्तमान अवस्थामा यो जुन विद्रोह गरिरहेको पक्ष छ, तपाईँलाई लाग्ला कि म कुनै पक्षको हुँ हो होइन भनेर, म कुनै पनि पक्ष कार्यक्रममा गइरहेको छैन, मैले स्वतन्त्र रूपमा अब्जर्भेसन गरिरहेको छु, हो म टिकटको आकाङ्क्षी पनि छु नवलपुर दुईबाट। त्यो सबैका बावजुद पनि अहिलेको पार्टी सभापतिले, किनकि उहाँले पनि पार्टी कुनैलाई फुटाउनु भएको, उहाँले पार्टी फुटाइसकेपछि उहाँलाई एउटा सहज अवस्थामा जहिले पनि गिरिजा प्रसादले सुशील कोइराला स्थान दिइराख्यो, 40% जुन भागभन्डाको सुरुवात थियो, र अरे बाबु त्यो समूहलाई तपाईँ 40 हजार कम्ती 30 त दिनुहोस्, उनीहरूलाई खुसी त बनाउनुहोस् कम्तीमा, त्यति कुरा हो।
1: हजुर, अब यो गठबन्धन अब लामो समयदेखि, विगत भनौँ दुई महिनादेखि नै, अब जहिले पनि सिट बाँडफाँड, आज शीर्ष नेताको बैठक बस्छ, भोलि कार्यदलको बैठक बस्छ,
0: जसरी हामी कुनै बेला अन्तरिम संविधान बन्ने बेलामा, गणतान्त्रिक संविधान जारी हुने बेलामा बैठकहरू, शीर्ष नेता बैठक बसै त्यही बासी समाचार तपाईँहरूले सुनाउने, हामीले सुन्ने, त्यही कुरा भइरहेको। अहिले दुई महिनादेखि गठबन्धनको बैठकको नाममा आम कार्यकर्तालाई, आम जनतालाई जुन अन्याय भएको छ, यो सर्वथा गलत छ। र शेरबहादुर देउवाले दोस्रो पटक पार्टी सभापति हुँदै गर्दा यो प्रवृत्ति उहाँले बदल्नुहुन्छ भन्ने लागेको थियो, उहाँको जुन यो एडक प्रवृत्ति भन्छ भनेको, यसलाई के भन्ने, यो तदर्थ भावमा चल्ने उहाँको शैली हो, अन्तिम समयमा निर्णय गर्ने र आफूले देशभरिको ओपिनियन लिड गर्ने गरी जनतालाई, कार्यकर्तालाई कुरा बुझाउन नसक्ने, अन्तिम समयमा निर्णय गर्ने र अन्तिम समयमा निर्णय गर्दाखेरि कहिले काहीँ पार्टीलाई खतरा पनि हुने गरेको छ, उहाँले आफ्नो गलत गलत बानीहरू सुधार्नु भएको छैन, त्यसैले अहिले समस्या भएको। र काङ्ग्रेस पार्टीको नेताले र प्रधानमन्त्री भनेको देशको पनि पार्टी सभापति भनेको पार्टीको प्रथम प्रवक्ता, पार्टी सभापति त्यसको महामन्त्री भन्दा प्रवक्ता भन्दा पनि पार्टी सभापति नै प्रथम प्रवक्ता हो, र प्रथम प्रवक्ता नै स्वयं आफ्नो ओपिनियन मेकर धारणा बनाउने व्यक्ति हुनुपर्छ, र उसले आफूले गरिरहेका कामहरू कार्यकर्ता र जनतालाई बुझाउनुपर्छ। त्यो कुरामा किन कोलिएसन गरेको, हामीले किन हामीले यो वार्ताकनामा किन झुलाइएको छ, किन यत्रो चाहिँ अल्झाइएको छ, त्यो कार्यकर्ताको सेन्टिमेन्टलाई डाउन गर्नको लागि मात्र अल्झाएर झुलाएर राख्नु। तपाईँले सुन्दारा गरेर हेर्नुहोस्, बसपार गरेर हेर्नुहोस्, विगत 1.5 महिनादेखि कार्यकर्ताहरू काठमाडौँमा छ, उनीहरूको इकोनोमी उनीहरूको आयास त के गरेर चलेको, चुनावमा गर्नुपर्ने खर्च टिकट माग्ने कुरामा स्वतन्त्रको सूचीमा पर्दामा खर्च भएको छ, बडो बिजोको अवस्था छ, त्यसको कुना कुनाबाट साथीहरू आउनु भएको छ। यो काङ्ग्रेस हकको मात्र, यो एमालेको हकमा पनि त्यस्तै भएको छ, माओवादीको हकमा पनि त्यस्तै भएको छ, राप्रपाको हकमा पनि सायद त्यस्तै भएको छ। त्यही भएर यस्तो दुरावस्था छ।
1: हजुर, यो गठबन्धनले चाहिँ काङ्ग्रेस पार्टीलाई फाइदा पुग्छ या बेफाइदा?
0: पार्टीको जीवनमा यस्तो क्षणहरू आउँछन् जति बेला पार्टीले आफूले प्रथम हुने या दोस्रो हुने कुरा बिर्सेर देशको लागि केही न केही गर्नुपर्छ। यो अहिलेको चुनावमा गरी गठबन्धन पनि त्यस्तै, मैले तपाईँलाई भनिहालेँ, केपी ओलीको नेतृत्वमा अघिल्लो पटक झन्डै 2/3 सरकार बनेको थियो, त सरकारले डेमोक्रेसीको फन्डामेन्टलमा, हाम्रो संविधानको फन्डामेन्टलमा प्रहार गर्यो, दुईवटा संविधान विघटित भयो, त्यसलाई बालुवाटारबाट विस्थापित गरियो, त्यो बालकोट पुगेको छ, त्यो पार्टी दुईटाबाट एउटा बन्छ, पार्टी तीन टुक्रा भइसकेको छ, केपी ओलीका सहयात्रीहरू काङ्ग्रेस नै पार लगाउँछ भनेर काङ्ग्रेस शरणमा आउनु भएको छ। राष्ट्रपति अहिले नागरिकता विधेयकमा संसदको कार्यकारिणी जुन अधिकार हो, विधायक अधिकार हो, त्यसलाई कुल्चेर बस्नु भएको छ, देशमा जनता भन्दा निर्वाचन भन्दा ठुलो केही पनि हुन सक्दैन। राष्ट्रपतिले कुल्चना गरेर त्यसले के सन्देश दिएको भन्दाखेरि कोलिएसनलाई अझ थप जस्टिफाई गरेको छ, गठबन्धनलाई थप जस्टिफाई गरेको, तर त्यो गर्दै गर्दाखेरि पार्टीको बहुसंख्यक कार्यकर्ताहरूलाई 90%, 100% कार्यकर्ताहरूलाई शेरबहादुर गिरीले सँगै लान सक्नु भएको छ कि छैन, किन उहाँभन्दा पनि लोकप्रिय मत ल्याएको महामन्त्रीले आज त्यस्तो गम्भीर वक्तव्य दिनुभयो त, पार्टीभित्र विद्रोह गर्ने बेला भएको छ भनेर यो कुरा मनन गर्नु।
1: भनेपछि पार्टीलाई फाइदा पुगोस् वा न बेफाइदा होस्, यसमा म सरकारको विषय भएन, जसरी पनि यो के अरे संविधान अनुसार अहिलेको जुन तपाईँले भन्नुभयो नि त्यो गठबन्धन अहिलेको आवश्यक छ, अहिलेको समय अनुसार होइन, यसले पार्टीलाई जे पुगोस्,
0: हामीले यो शिशुबाट बालक भन्दै गरेको गणतन्त्र जोगाउने हाम्रो दायित्व छ, त्यसको लागि हामीले संविधान जोगाउनु परेको छ। कम्युनिस्टको केपी ओलीको विकासको मोडल, सुशासनको मोडल पनि गतिलो भयो, समुन्नति पनि दिनु परेको छ, संविधान पनि जोगाउनु परेको छ, र त्यति बेला आफ्नो विचार नवीनले पार्टीहरूलाई सँगै हिँडाउनु परेको छ, एउटा प्रमुख शत्रुलाई प्रमुख प्रतिद्वन्दीलाई साइडमा राखेर जसले डेमोक्रेसी खण्डन प्रहार गर्छ, त्यो काङ्ग्रेसको लागि यो जटिल काम भएको छ। त्यो जटिल काम उमेरले पनि एउटा नेत्र काटेको, उहाँ अनुभवले पाएको हुनुहुन्छ अनडाउटेडली, उहाँले डेमोक्रेसी फन्डामेन्टलमा प्रहार गर्ने काम गर्नु न शेरबहादुरको बारे, एउटा राम्रो पक्ष छ, र त्यो सँगै के अहिले 21st सेन्चुरीको आम जनताले आम कार्यकर्ताले मनोभावना उहाँले बोक्न हिँड्न सक्नुहुन्छ, मूल प्रश्न त्यो।
1: तपाईँहरूले अब यसो भनिराख्दाखेरि होइन, गठबन्धन अहिलेको आवश्यक हो भनिराख्दाखेरि अझै पनि तल्लो तहका जुन हाम्रो गाउँमा तपाईँहरूलाई भोट दिएर जिताउने हाम्रा कार्यकर्ता जनताहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ किन बुझाउन सक्नु भएन? उहाँहरू जहिले पनि असन्तुष्ट छन्, काङ्ग्रेस एक्लै गए पनि मजाले जित्न सक्ने पार्टी हो तर अरूकै सहारामा जान्छ भन्ने कुरा त उहाँहरूको असन्तुष्टि छ नि त, तपाईँहरूले किन बुझाउन सक्नु भएन त?
0: तपाईँको प्रश्न फेरि प्रश्न गर्न चाहन्छु, काङ्ग्रेस एक्लै जाँदा जितेको पनि छ, हारेको पनि छ, र नेपाली मतदाता सचेत छन् कि कुनै पनि पोलिटिकल पार्टी ब्याक टु ब्याक पावरमा आएको छैन, 48 काङ्ग्रेस आयो, 51 एमाले आयो, 56 काङ्ग्रेस आयो, 64 काङ्ग्रेस एमाले सेटब्याक खायो, माओवादी आयो, फेरि 70 माओवादी सेटब्याक खायो, काङ्ग्रेस आयो, फेरि 74 काङ्ग्रेसले सेटब्याक खायो, एमाले र माओवादी आए, र अहिले स्वाभाविक रूपमा हाम्रो जुन राजनीतिको निर्वाचनको चक्र थियो त्यो चक्रबाट काङ्ग्रेसको बहुमत आउने पालो अथवा प्रथम पार्टी हुने पालो थियो, त्यो कुरा कसैले रोक्न सक्थेन, त्यो अनडाउटेडली हो। तर अहिले समस्या के पर्यो भन्दाखेरि 51 सालमा गणेशमानजीले गिरिजा प्रसादले चलाएको सत्ता परिचालन जुन शैली थियो त्यसका विरुद्धमा उहाँले खुलेआम विद्रोह, जागरण अभियानका नाममा विद्रोहको आह्वान गर्नुभएको थियो। अहिले मैले कता कता 51 सालको जागरण अभियानको झल्को देखिरहेको छु, र त्यो जागरण अभियान नभएको काङ्ग्रेस पार्टीको 150 सिट आउँथ्यो, काङ्ग्रेस पार्टी 86 सिटमा रोकिन्थ्यो, त्यो त्रिसङ्घको संसदै त्यस्तो हुने भयो। अहिले पनि कतै त्यो अहिले पार्टीको असन्तुष्ट खेमाको डिमान्डलाई मागलाई सामान्य अति सामान्य मागलाई सम्बोधन नगर्दाखेरि 1951 सालको जस्तो हालत हुने हो कि काङ्ग्रेस पार्टी अहिले दोस्रो दलमै खुम्चिने हो कि कोलिएसनको त ठुलो पार्टनर बनाएर दोस्रो दल खुम्चिने हो कि भन्ने भए देखा परेको छ। र काङ्ग्रेसको असन्तुष्ट जमातलाई र अरू जमातलाई प्रतिपक्षी नेताले केपिओले प्ले गरिरहेको अवस्था छ। यो कुराको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी सभापति शेरबहादुर देउवा अलिक गम्भीरतापूर्वक उहाँले मनन गर्नुपर्नेछ। कार्यकर्ताको असन्तुष्टि बिना कार्यकर्तालाई कार्यकर्ताको चित्त नबुझाइकन चुनावमा एउटा डिभाइड हाउस लिएर अब्राहम लिंकनले भने जस्तो अ डिभाइड हाउस क्यानट स्ट्यान्ड इन इट्स सेल्फ भने जस्तो विभक्त काङ्ग्रेसलाई लिएर विभक्त काङ्ग्रेसलाई एकतापूर्ण नबनाइकन 56 सालमा गिरिजा प्रसादले किशुनजीलाई अघि लगाए जस्तो तर अगाडि नबढिकन गाह्रो छ।
1: भनेपछि पार्टीभित्रको असन्तुष्ट पक्षहरूको पनि माग सम्बोधन गरेर सभापतिले चाहिँ होइन अगाडि बढ्नुपर्ने आवश्यक छ अहिलेको।
0: एकदमै
1: यदि यसो भएन भने फेरि पनि तपाईँले भन्नुभयो 2051 सालकै जस्तो अवस्था दोहोरिन सक्छ।
0: मैले त्यो माइल्डली मैले कता कता त्यसको चाहिँ पूर्वानुमान र आभास भइरहेको छ। तपाईँले जस्तो पार्टीको कार्यकर्ताको पार्टीको सदस्यता तपाईँले हरण गर्न सक्नुहुन्छ तर उसको त्यो देशको नागरिकता हरण गर्न सक्नुहुन्न। तपाईँले यो देशको नागरिकता हरण गर्न सक्ने भइसकेपछि उसको चुनावमा विद्रोह गर्ने बगावत गर्ने अधिकार तपाईँले हरण गर्न सक्नुहुन्छ। स्वतन्त्र रूपमा गरिदिन्छ अथवा अर्को पार्टीमा गएर मुजा दिन सक्छ। त्यसले त पार्टी भोटलाई घाटा हुन्छ। पार्टीमा लामो समय 30 वर्ष 40 वर्ष 50 वर्ष काम गरेका सिनियर साथीहरू हुनुहुन्छ। उहाँहरू ग्राउन्डमा लोकप्रिय पनि हुनुहुन्छ। उहाँहरूले जित्ने ठाउँमा जित्ने भनिएको ठाउँमा लोकप्रिय भएको ठाउँमा पुलिस यावत कुराहरू छ। त्यो सम्बोधन राम्रोसँग भएको छैन।
1: हजुर, भनेपछि अब तपाईँ पनि पार्टीभित्रको एउटा युवा नेता हो होइन, यो ठाउँमा यस्तो यस्तो गल्ती भइरहेको छ, यो ठाउँमा अगाडि यसरी बढ्नु पर्यो भनेर त्यसरी अब सभापति देउबाहरूलाई तपाईँले भन्नुपर्ने, तपाईँहरूको पनि त बीचमा रोल खेल्नुपर्ने, तपाईँ जस्ता युवा नेताहरूको पनि त काम होला। तपाईँहरूले चाहिँ के गर्नुभयो त यो पार्टीभित्रको द्वन्द्वहरूलाई अलिक कम गर्न, होइन मुख्य रोलहरू तपाईँले कस्तो खेल्नुभयो?
0: तपाईँ एकदमै प्रश्न उठाउनुभएको छ, सही प्रश्न उठाउनु भएको छ। तपाईँले मलाई फलो गर्नुभयो भने मैले मेरा लिखतहरूमा मेरो स्तम्भ मार्फत मेरा लेखहरू मार्फत मेरो अन्तर्वार्ताहरू मार्फत सिङ्गो पार्टी कार्य समिति समक्ष राखिरहेको छ। जरुरी छ पार्टी चुनाव लड्ने स्नेरी मात्र होइन, पार्टीलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्छ, नयाँ युवाहरूलाई चान्स दिनुपर्छ, पार्टीको एग्जिट सिस्टमलाई बेहतर गराउनुपर्छ। त्यो हाम्रा मागहरू छन्। मैले त पार्टी महाधिवेशनमा मैले किताब पनि निकालेको थिएँ, नेपाली कसो जान्छ काङ्ग्रेस, त्यसमा मेरो एउटा मात्रै सिङ्गल पोइन्ट एजेन्डा छ कि हाम्रो देशको लोकतन्त्रलाई अहिले समस्या भएको पार्टीका नेताहरू रिटायरमेन्ट नलिएर हो, पार्टीको एग्जिट सिस्टम नभएर हो। तपाईँको नेतृत्वमा पार्टी चुनावमा जान्छ, चुनाव हार्छ, तपाईँ राजीनामा गर्नुहुन्न, नैतिक जिम्मेदारी लिनुहुन्न, त्यो कुरा बाध्यकारी बनाउने कि नबनाउने, यी यावत कुराहरू छन्। हामीले कुराहरू उठाइरहेका छौँ, आवाज उठाइरहेका छौँ, तर पार्टीको केन्द्रीय कार्य समितिमा रहेका साथीहरूले जुन स्ट्राटेजी बनाएर पार्टी सभापतिलाई घेराबन्दी गरेर उहाँलाई सही निर्णय बनाउनु पर्थ्यो, त्यो कुरामा युवा नेताहरू पार्टीभित्रको विपक्षी पङ्क्ति पनि चुकेको छ र त्यसको मूल्य पार्टीले चुकाउने सम्भावना ज्यादा देखिरहेको छ।
1: भनेपछि पार्टी अब सभापतिले राजीनामा दिएर युवा आउनुपर्छ, युवा आएपछि अब राम्रो भनौँ न तपाईँको पार्टी एक भएर एक डिका भएर अगाडि जान्छ भन्ने भनाइ हो?
0: मेरो भनाइ त्यो होइन। तपाईँको कुरामा के पनि कुरामा कम्तीमा यो प्रश्नसँग म समाउन सक्दिनँ। शेरबहादुर देउवाको कार्यकाल 4 वर्ष कार्यकाल हो, उहाँ निर्वाचित भएर आएको 1 वर्ष पनि पुरा भएको छैन र यो सबै हिसाबले गर्दाखेरि उहाँलाई काम गर्न दिनुपर्छ तर उहाँले सचिनुपर्छ। यदि यो निर्वाचनमा काङ्ग्रेस पार्टी पहिलो पार्टी होइन, प्रथम चुनाव हार्यो भने दोस्रो कुरा होइन भने उहाँलाई काम गर्न दिनुपर्छ। तर उहाँले काम गर्दै गर्दाखेरि पार्टीभित्रको असन्तुष्ट पक्षलाई खुसी बनाउनु भयो कि भएन? उहाँलाई हिजो कम्तीमा सुशील कोइरालाले कम्ती गिर्जा प्रसादले दिएको स्पेस उहाँले पार्टीभित्रका विपक्षी साथीहरूलाई दिनुभएको छैन छैन, त्यति कुरा पुर्याइदिनु छ। उहाँ जहाँ हुनुहुन्थ्यो त्यो ठाउँबाट मात्र उहाँले हेर्नुभयो भने यो समस्या क्षण भरमै निस्किन्छ, चुट्कीको भरमा निस्किन्छ।
1: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाल चौतारीमा आज हामी काङ्ग्रेसभित्रको विवाद, आन्तरिक द्वन्द्वले पार्टीलाई पर्न सक्ने असर र पार्टीभित्रको विवाद काङ्ग्रेसले कसरी अब साम्य पार्छ भन्ने विषयमा नेपाली काङ्ग्रेसका युवा नेता शंकर तिवारीसँग कुराकानी गरिरहेका छौं। हजुर शंकरज्यू, अब जुन हामीले कुराकानी गर्यौं, पार्टीभित्रको द्वन्द्व किन सिर्जना भइरहेको छ, यसले पार्टीलाई पार्ने असर र अब के गर्नुपर्छ भन्ने विषयमा हामीले कुराकानी गर्यौं। अब यो विवादलाई साम्य पार्न अथवा जुन अहिले भइरहेको छ यो विवाद होइन, अब कतिपय सड़कमै आउनुपर्ने अवस्था पनि आइरहेको छ, अब के गर्यो कसले के गर्यो भने चाहिँ पार्टीभित्रको यो विवाद मिल्छ र पार्टीलाई पनि फाइदा हुने हुन्छ, यसका लागि कसले के गर्नुपर्छ?
0: मैले तपाईँलाई सुरुमै आग्रह गरे कि पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको सभापति हुनेभन्दा गठबन्धनको नेता हुने कुरामा आनन्द लिइरहनु भएको छ। पार्टीभित्रको असन्तुष्ट पक्षको सहयोग नलिए पनि मैले कोलिएसनका पार्टनरहरूको सहयोगबाट मेरो चुनावी अभियान पार लाग्छ भन्ने उहाँ गलत भ्रममा हुनुहुन्छ। पार्टीलाई एकट्ठा गरेर विपक्षी दलमा चाहिँ घेरा टुक्रियाएर त्यहाँ विभाजन बढाएर मात्र काम गर्न सक्ने उहाँले पार्टीभित्रको उहाँले विपक्षी दल पनि खेल्न सक्नु भएको छैन र उहाँले पार्टीभित्रको विवाद निभाउन सक्नु भएको छैन, त्यसले राम्रो लक्षण देखाइरहेको छैन। त्यसो भन्दै गर्दा पार्टीका असन्तुष्ट साथीहरूको नेताहरूको पनि जनव्यापक दायित्व छ। बहुमतले गलत निर्णय गर्यो भने अल्पमतले टुलुटुलु हेर्ने कि के एक्सन लिने भन्ने बारेमा उहाँहरूले एउटा सत्याग्रहीका माध्यमबाट पार्टी नेतालाई डिलिसन जाने, पार्टी कार्यमा धर्ना जाने, र तपाईँले यो गर्नुभयो भने यो ठिक हुँदैन भने किनकि त्यो अर्को असन्तुष्ट पक्षले जे कुरा गरिरहेको छ त्यो आम कार्यकर्ताको पनि बोली हो, त्यो आम कार्यकर्ताको पनि बाणी हो। त्यही भएर तपाईँहरू यो बारेमा प्रश्न गर्नुहुन्छ, बहस गर्नुहुन्छ, शिविर चलाउनुहुन्छ, पत्रिकाहरू टेक्छन् होइन। त्यही भएर दुवै पक्षको दायित्व छ, शेरबहादुर पक्षको पनि दायित्व छ, अर्को पक्षको पनि दायित्व छ, त्यसमा सबभन्दा धेरै शेरबहादुर पक्षको दायित्व छ।
1: अब त्यो भित्रै पार्टीभित्रकै सभापतिलाई भन्नुपर्ने ठाउँमा अब पार्टी कार्यालयमा गएर धरना दिएर सड़कमा आएर उहाँले कुरा सुन्नुहुन्छ त?
0: त्यो धरना भनेको दबावको रणनीति हो, दबाव दिनको लागि पार्टी कार्यालय उपयुक्त थर हो। नेपाली काङ्ग्रेस पार्टीले यस्ता बैठकहरू बालोटारण नगर्ने पनि भनेको थियो, त्यो पार्टी कार्यालयमा गएर आधिकारिक ठाउँमा गएर धरना दिनुहुन्छ, तपाईँ त्यसरी बुझ्नुपर्छ।
1: अब यो समग्र
0: नेपाली काङ्ग्रेस र तपाईँलाई कुरा भनौँ, क्वेसन होल्ड गर्नु होला, नेपाली काङ्ग्रेस पार्टीले इतिहासमा बालुवा टारबाट बाँडेको टिकट नेपाली काङ्ग्रेस पार्टीलाई 1956 सालमा पाए धेरै फापेको छैन।
1: हजुर, जुन यो काङ्ग्रेसको आन्तरिक विवाद अहिले जुन गठबन्धनमा भइरहेको समस्या अथवा यो गठबन्धनले गर्दाखेरि भनौँ न विशेष गरेर निम्त्याएको समस्याले चाहिँ लोकतन्त्रलाई चाहिँ कतिको असर पार्छ?
0: तपाईँले एकदम ठिक प्रश्न उठाउनुभयो। नेपाली काङ्ग्रेस पार्टी संकटमा परेको बेलामा लोकतन्त्र विरोधी शक्तिहरू हावी भएका छन्। त्यो कुरा 56 सालमा राजाले टेकओभर गरेको बेला, 56 सालको संसद, तेस्रो संसदपछि राजाले टेकओभर गरेको बेला होस् अथवा अहिले पछिल्लो समय नेपाली काङ्ग्रेस पार्टीले जुन अडान स्पष्ट अडान लिन आनाकानी गर्यो, त्यसले पनि केही केपी ओलीको निर्वाचित आनासालाई पटुर गर्नमा त्यसले पनि केही समस्या गरेको थियो। यावत कुराहरू छन्, तपाईँको स्टेटमेन्टमा धेरै मानिमा सहमत हुन सकिन्छ किनकि त्यो जसरी गिरिजा प्रसादले 48 देखि 56 को गल्ती, 58 को गल्ती अथवा राम्रो कुरा, विशेष गरी 51 देखि 56 को 58 को जुन गल्तीबाट उहाँ पाठ सिकेर राइज गर्नुभयो, माथि जानुभयो, राजाले चुनाव घोषणा गर्दा राजाले चुनाव घोषणा गर्नु चुनाव गराउनलाई घोषणा गरेका होइन, तानासामा लान चाहन्छन्, चुनाव गराउन चाहनु निष्कर्षमा पुग्नु भएको थियो। अहिले पनि देश फेरि नयाँ सङ्कटमा जान्छ पनि तपाईँलाई भने, फेरि पनि केपी ओलीको सेट शीतल निवासमा बालोटारमा आउने भने देशको गणतन्त्रलाई निको हुने छैन, संविधानलाई निको हुने छैन। त्यो कुरा कार्यकर्तालाई बुझाउनु पर्नेछ, त्यो उनीहरूलाई बुझाउँदै गर्दा, त्यो कुरा उनीहरूलाई बुझाउँदै गर्दा उनीहरूलाई के का निम्ति त्याग गर्न लगाएको कि शेरबहादुर देउवाको सत्ता निरन्तरता, शेरबहादुरको सानो समूहको सत्ता निरन्तरता, उनीहरूले आउने लाभांशको लागि सबैले त्याग गरिराख्नु पर्नेछ। मलाई पनि साथीहरूले सोध्नु भएको छ, म तपाईँलाई कुरा राख्न चाहन्छु। शङ्करजी, तपाईँ जस्तो युवाहरू घोषणा पत्र लेख्नु स्थानीय तहको, फेरि घोषणा पत्र समितिमा हुनुहुन्छ, तपाईँले घोषणा पत्र लेखेर फेरि शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुभएपछि तपाईँ यो कमिटीबाट बाहिर रहन मिल्दैन। उहाँको स्पष्ट आग्रह छ, मैले भने पार्टी सिस्टममा काम गरेपछि मैले यो कुरालाई सामान्य रूपमा लिनुपर्छ, तर अहिले चुनाव मुखमा आउँदै गर्दाखेरि यी कुराहरू असामान्य जाने बन्दै जाने कि देखिरहेको छु।
1: भनेपछि भए त तपाईँलाई पनि लागिरहेको रहेछ?
0: हो, हामीले यो कुरालाई एकदमै सिरियसली हेरिरहेका छौँ। पार्टीमा जुन 15 सालमा बिपी कोइरालाले कसरी टिकट म्यानेज गरेर बाँड्नुभयो, 48 सालमा कसरी बाँडियो, 51 कसरी बाँडियो, 56 कसरी बाँडियो, 64 कसरी बाँडियो, सत्तरीमा कसरी बाँडियो, शेरबहादुर देउवाले कम्तीमा 56 को 64 को र 70 को टिकट वितरणलाई उहाँले निकट अतीतीय कुराहरू हेर्नुभयो भने, 74 मात्र हेर्नुभयो भने यो त एकदमै चुर्तीको भरमा यौँ छिनको छिनमा थु गरे चाहिँ के पनि कुरा छ, त्यो पनि ठुलो कुरा छैन। तर उहाँलाई कुन तत्त्वले उहाँलाई हल्झाइरहेको छ, बल्झाइरहेको छ, त्यो चाहिँ रहस्यमय छ।
1: हजुर, अब कार्यक्रमको हामी अन्तिमतिर आइसकेका छौँ। यो विषयमा मैले तपाईँलाई सोध्न छुटाएको र तपाईँले भन्नै पर्ने के छ?
0: तपाईँले एकदमै महत्वपूर्ण विषय उजागर गर्नुभएको छ। आज नेपालमा लोकतन्त्रको हित चाहनेहरूले कङ्ग्रेस पतन पार्टी बनाओस् कम्तीमा, किनकि यो पछिल्लो 5 वर्षमा प्रथम गणतान्त्रिक संसदको समयमा काङ्ग्रेसले मात्र यो देशमा चाहिँ डेलिभरी गर्न नसक्ने रहेछ भन्ने जुन एउटा न्यारेटिभ, एउटा कथन संकथन निर्माण गरिएको थियो। काङ्ग्रेसले 48 को 15 को अनि त्यसको 56 को चाहिँ बहुमत जोगाएन, काम गरेन भन्ने थियो। 15 सालको त छुट्टै संविधान थियो, राजा थिए त्यहाँ, राजालाई बाँधिएको थिएन, राजाले काम गर्न दिएन। 48 सालमा काङ्ग्रेसको आन्तरिक विग्रहले चलेन, 56 आन्तरिक विग्रहले चलेन। हामीले त्योभन्दा एक त माथिर सोच्नुपर्ने रहेछ। कम्युनिस्टहरू पनि झन्डै द्वितीय आउँदा पनि चलेन। हाम्रो पद्धतिमा भन्दा पनि हाम्रो नेताहरूको जुन चिन्तन प्रणाली छ, नेतृत्वमा जाने व्यक्तिहरूको त्यसमा पो समस्या रहेछ कि भन्ने सोच्नुपर्ने छ। त्यो सबैका बावजुद कङ्ग्रेसले काङ्ग्रेस पार्टीको इन फाइटिङमा, पार्टीको आन्तरिक द्वन्द्वमा संस्थाहरूलाई दाउमा राखेको छैन जति कम्युनिस्ट पार्टीहरूले गर्यो। काङ्ग्रेसले जहिले पनि सिस्टम भित्रबाट विकल्प दियो, चाहे त्यो गिरिजा प्रसाद 51 निर्वाचन घोषणा गर्दा होस्, अथवा 56 किसुनजीपछि गिरिजा प्रसाद, गिरिजा प्रसादपछि शेरबहादुरलाई पदाधिक आउँछ भनेको कहिले काङ्ग्रेसले अस्ट्रक्सन अझै कोसिस गरेन। तर यो बिचमा तपाईँले देख्नुभयो, राष्ट्रपतिले केपी ओलीलाई त्यसबाट शपथ खुवाउनै नमिलेको थियो भने शपथ पनि पाउनु पऱ्यो। यस्ता यामत कुरा, काङ्ग्रेस जहिले पनि एउटा लको, रुल अफ लको शासन, ह्युमन राइटको सम्मान, जनताको आजीविकाको सवाल र विदेश नीतिका बारेमा र सम्पत्तिको अधिकारका बारेमा काङ्ग्रेस सबभन्दा धेरै प्रष्ट भएर आएको छ, अझै धेरै प्रष्ट हुने बेला छ। अहिले जुन नयाँ राजनीतिको हावा मैले तपाईँलाई भने, त्यो काङ्ग्रेस पार्टीले शेरबहादुरमा सबैभन्दा सिजन्ड पोलिटिसियन, सबैभन्दा सिजन्ड स्टेट्सम्यान भएकाले उहाँले बुझ्नुहोला भन्ने लागेको थियो। म अझै पनि आशावादी छु काङ्ग्रेसभित्रको यो विग्रह यो थप 2 दिनमा साम्य भएर एउटा सहमतिमा पुगेर नयाँ उत्साहका साथ पार्टी चुनावमा एक्लै पनि प्रथम हुने र कोलिसन सरकार बन्ने अवस्था पुग्छ भन्ने मैले विश्वास दिएको छु। र त्यो कुराको लागि पार्टीका दुईटै पक्षधर साथीहरू सौहार्दपूर्वक वार्तामा आउनुपर्छ। बहुमतले पनि अल्पमत खेल्नु हुँदैन र अल्पमतले पनि बहुमतलाई अवज्ञा गर्नु हुँदैन। बिपी कोइरालाले स्पष्ट भन्नुभएको छ, पार्टी भनेको एउटा वृहत परिवार हो, एउटालाई दुई त अर्को साथीलाई टुक्नुपर्छ। सहमति र सुशील कोइरालाले भने जस्तै गिरिजा प्रसाद भने सहमति, सहकार, एकता मात्रै आधार बाटो हो। यो कुरा मैले काङ्ग्रेसका दुवै थरी, दुवै क्याम्पका साथीहरूलाई तपाईँ कार्यक्रम मार्फत भन्न चाहन्छु।
1: हुन्छ, यहाँलाई हामीलाई समय दिनुभयो र काङ्ग्रेसभित्रको विवाद र अब काङ्ग्रेसले गर्नुपर्ने निष्कर्षको बारेमा तपाईँले भन्नुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हवस् त, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ हामी आउने नै छौं। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्र सराखण्डका पनि बिदा चाहन्छु। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेसनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौ। चुनावको मिति नजिकिएसँगै दल तथा उम्मेद्वारहरूले देशभर आक्रामक रूपमा प्रचार प्रसार अगाडि बढ़ाएका छन्। उम्मेद्वारहरूले भोट माग्न खेतबारी बनापाखा अहिले पुगिरहेका छन् भने आफूलाई भोट दिएर जिताएमा यसो गरिदिन्छौ उसो गरिदिन्छौ भन्दै आश्वासन पनि बाँडिरहेका छन्। त्यस्तै दलका शीर्ष नेताहरूले भने एकअर्कालाई भाषण मार्फत घुसपेच पनि गरिरहेका छन्। अघि पछि गाउँघरमा नाकमुख नदेखाउनेहरू पनि अहिले गाउँमा गएर बारी खन्दै गरेको, धान काट्दै गरेको दृश्यहरू पनि हामी सामाजिक सञ्जाल मार्फत देख्न सक्छौं। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेसन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: चुनावका बेला नेता तथा उम्मेद्वारले चुनाव जित्ने भर्याङको रूपमा प्रयोग गरिने ठूलो संख्या सुकुम्बासीको छ। आफूलाई भोट दिए जग्गाको लाल पूर्जा हातमा दिने बाचा सहितको भेटघाट र भाषण गर्ने पुरानै शैली अनुसार अहिले पनि उम्मेद्वारहरू सुकुम्बासी बस्तीमा पुगेर भोट मागिरहेका छन्। 2074 सालमा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सबैजसो पार्टीले घोषणा पत्रमा सुकुम्बासीहरूलाई जमीनको लाल पूर्जा दिने, झुप्रा घर रंगीन बनाइदिने, भौतिक पूर्वाधार विकास गरिदिने लगायतका विषय राखेर चुनावी मैदानमा गएका थिए। तर 5 वर्ष बितेर अर्को चुनाव आइपुग्दा पनि ती प्रतिबद्धता कुनै पार्टीले पूरा गरेका छैनन्। बरू जस्ताको त्यस्तै मुद्दा र त्योभन्दा थप आकर्षित आश्वासनका साथ उम्मेद्वारहरू फेरि सुकुम्बासी बस्तीमा पुगेका छन्। यो समुदायको लागि लालपूर्जा दिने भनेर मुलुकमा 6 दशकमा 24 वटा आयोग पनि बनाइयो, उत्तिकै मात्रामा बजेट पनि खर्च भयो। तर पनि सुकुम्बासीको हातमा लाल पूर्जा पुग्न सकेको छैन। पटक पटक भूमिको माग गर्दै आएको नेपाल बसोबास बस्ती संरक्षण समाजले देशव्यापी रूपमा समानताको स्वतन्त्र महाअभियान नो लाल पूर्जा नो भोट अभियान समेत चलाएको थियो। आज हामी नेपाल चौतारीमा नेपालमा भूमिविहीन अथवा सुकुम्बासीको अहिलेको अवस्था र अहिलेको निर्वाचनलाई जोडेर सुकुम्बासीको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएका भूमि अधिकार कर्मी जगत देउजासँग कुराकानी गर्दैछौ। जगतज्यू, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ। अनि आजभोलि केमा व्यस्त हुनुहुन्छ?
3: म आफ्नो संस्थामा भूमिको कृषिको मुद्दा उठाउने काम गरिरहेको छु। अहिलेको यो चुनावमा पनि कसरी उत्पीडितहरूको आवाजलाई अलिकति बलियो बनाउन सकिन्छ भनेर संगठनसँग मिलेर काम गरिरहेको छु। त्यही नै हो खास चाहिँ मैले अहिले गरिरहेको।
1: हजुर, अब यहाँ लामो समयदेखि भूमिविहीनहरूको आवाज उठाउँदै आउनुभयो, होइन? यो सबैले बुझिने गरेर सुकुम्बासी भनेको के हो, यो सजिलो तरिकाले बुझाइदिनुहोस् न।
3: सुकुम्बासी भनेको अब हामीले दुई हिसाबले हेर्नु पर्ने हुन्छ। एउटा चाहिँ अहिलेको कानूनले गरेको परिभाषा र अर्को चाहिँ व्यवहारमा देखिएको स्थिति। हाम्रो विद्यमान ऐन र नियमावलीले चाहिँ सुकुम्बासी भनेको नेपालभर आफ्नो स्वामित्वमा दर्ता कानुनी हिसाबले दर्ता भएको जग्गा नभएको र त्यो जग्गा जोड्न सक्ने आफ्नो आम्दानीको स्रोत अथवा सामर्थ्य नभएको परिवारलाई सुकुम्बासी भनेर परिभाषा गरिएको छ। तर त्यसमा व्यवहारमा एउटा के समस्या देखिएको छ भने जमिन भएको तर नाम मात्रकै जमिन भएको, अथवा त्यसमा घर बनाउन पनि नपुग्ने, अथवा त्यो जग्गा छ तर जोखिम क्षेत्रमा छ, यो विषयलाई पनि हामीले समेटेर जानुपर्ने हुन्छ। तर कानुनले समेटेको छैन, तर अहिलेको कानुनले भन्दाखेरि चाहिँ देशभर आफ्नो स्वामित्वमा जमिन नभएको र जमिन खरिद गर्न सक्ने सामर्थ्य पनि नभएको व्यक्ति र उसको परिवारलाई सुकुम्बासी भनिन्छ।
1: हजुर, त्यस्तो नेपालमा कति मात्रामा छ सुकुम्बासीहरूको यो संख्या र उनीहरूको अहिलेको अवस्था चाहिँ कस्तो छ?
3: सुकुम्बासीको संख्या हामी कहाँ यकिन छैन र यो अहिले चाहिँ हामीले एउटा अनुमान गर्न सकिने स्थितिमा चाहिँ पुगिएको छ, म त्यो कुरा तपाईँलाई राख्छु। हाम्रो भनौँ न यो देशव्यापी रूपमै तथ्याङ्क लिनुपर्ने भएको हुँदाखेरि कुनै पनि निकायसँग हामीसँग यति सुकुम्बासीको संख्या छ, यति भूमिहीनको संख्या छ, यति अवैध बसोबासीको संख्या छ भन्ने किसिमको एकिन डाटा हामीसँग छैन। तर भूमिहीन सुकुम्बासी र अवैध बसोबासी, म त्यो कुरा अहिले कति मिल्यो भने राखौँला, करिब 13 लाख परिवार भनेको हाम्रो कुल घर संख्याको चौथाइ संख्या चाहिँ परिवार यो भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अवैध बसोबासी हुनुहुन्छ। तर त्यसमध्ये पनि यो भूमिहीन सुकुम्बासीको संख्या चाहिँ करिब 3.5 लाखदेखि 4 लाख परिवारको हाराहारीमा देशभरि रहन्छ र त्यो संख्या चाहिँ पहिले आजभन्दा 10-12 वर्षभन्दा अहिले चाहिँ घटेको स्थितिमा देखिन्छ। किनभने धेरै सुकुम्बासी परिवारहरू आफ्नो आर्जनबाट अथवा विदेशी रोजगारीमा दुःख सुख गरेर गएर एउटा घडेरीसम्म जोड्नु, किनभने राज्यबाट पाउने अपेक्षा पनि मरेर गइरहेको अवस्थामा घडेरी जोडेको कारणले गर्दाखेरि यो संख्या चाहिँ अहिले घट्दो अवस्थामा देखिन्छ।
1: हजुर, भनेपछि पहिलेको भन्दा अहिले वैदेशिक रोजगारीमा गएर पनि अवस्था चाहिँ अब संख्या चाहिँ घट्दो छ, तर पनि अब यो जो छन् नि यहाँले भन्नुभयो संख्याको यति हाराहारीमा छ भनेर, उनीहरूको अवस्था चाहिँ कस्तो छ अहिले?
3: अब यसको समस्याको आकार त मैले तपाईँलाई भनिहालेँ, समस्याको आकार धेरै नै ठुलो हो। किनभने यो अथवा त्यो भूमिहीन दलित या भूमिहीन सुकुम्बासी या अवैध बसोबासी यो वा त्यो नाममा यससँगै जोडेर आउने अरू तपाईँको चाहिने बदुवा प्रथाहरू पनि छ हामीसँग, हलिया, कमैया, हरवा, चरवा। अब कुल परिवार संख्याको चौथाइ परिवार संख्या यी समस्याहरूबाट जोडिनु भएको छ अथवा समस्या भोगिरहनु भएको छ र यो समस्याको आकार पनि एउटै छैन। यो सुकुम्बासीहरूमै पनि त्यो गहिराई चाहिँ फरक फरक छ। किनभने कोही चाहिँ तपाईँको आज होइन, हिजोको उहाँहरूको चाहिँ अघिल्लोभन्दा अघिल्लो अघिल्लो र अघिल्लो धेरै पुस्तादेखि नै आफ्नो नाममा एक चिम्टी पनि जमिन नभएको र जमिन प्राप्त गर्ने आशमा धेरै पुस्तौँ पुस्तौँ बिताउनु भएको एउटा त्यस्तो खालको वर्ग छ भने, कोही चाहिँ अब पछाडि यो विपदले गर्दाखेरि अरू कुनै समस्याहरू आएर पनि भूमिहीनहरू हुनुभएको छ र उहाँहरूको अवस्था भनेको मूलत एउटा चाहिँ आवासको अधिकारबाट वञ्चित हुनु पर्यो। किनभने आफ्नो जमिन नभएपछि त्यो सुरक्षित खालको आवास बनाउन पनि समस्या देखिन्छ अनि त्यो जमिन को कारणले पाउने अरू सेवा सुविधाहरू, राज्यबाट पाउने सेवा सुविधाहरूबाट पनि उहाँहरू वञ्चित हुन परिरहेको छ। त्योभन्दा बढी त अझ यो घर टोल समुदायमा जुन किसिमको एउटा सम्मानपूर्वक व्यवहार उहाँहरूले एउटा आदर सम्मान पाउनुपर्ने हो, त्यो पनि कमजोर भइरहेको अवस्था देखिन्छ। धेरै नै समस्या छ र खास गरी यसले गर्दाखेरि आवास अनि त्यसपछि गएर खाद्य अधिकार, शिक्षा, स्वास्थ्य, अहिले तपाईँ के छ भने अब हामी कहाँ त अब शिक्षा र स्वास्थ्य त एकदमै महँगो भएर गइरहेको छ, आधारभूत के मौलिक हकमा राखे पनि, यो कारणले गर्दाखेरि पनि धेरै नै यो आधारभूत अधिकारहरू हनन भइरहेको एउटा अपहेलित अवस्थामा रहनु परेको, जहिले पनि एउटा असुरक्षित तरिकाबाट बाँचिरहनु परेको एउटा नमिठो स्थिति छ अहिले।
1: हजुर, हामीले यो सुकुम्बासीहरूको अथवा आफ्नो जग्गा नभएकोहरूको समस्याको कुराकानी गरिराख्दाखेरि चाहिँ कतिपयलाई पनि के लाग्छ भने नेपालभित्रै नेपालीहरू नै कसरी सुकुम्बासी बन्छन् भन्ने पनि लाग्छ, कसरी बन्छन्?
3: यसको दुई तिनवटा मुख्य कारणहरू छ। एउटा चाहिँ हाम्रो भनौँ न खास गरी राणा शासनकालमा र त्यसपछि पञ्चायतकालमा पनि, र त्यो अवस्था अहिले पनि छ, म राखौँला। यो हामीले भूमिको वितरण चाहिँ हामीले सीमित एउटा राज्यको वरिपरि रहेको वर्गलाई हामीले वितरण गऱ्यौँ, र अहिलेको हाम्रो कतिपय नीति कानुनहरू पनि खास गरिब मान्छेले जमिन बचाएर राख्न सक्ने स्थिति छैन। त्यस कारणले गर्दाखेरि एउटा त हामीले पहिल्यै खास जसले यो जमिनलाई खेतीयोग्य बनायो त्यो वर्गलाई जमिन वितरण गरेनौँ। त्यसलाई नियन्त्रण गर्नलाई राज्यको वरिपरि रहेका संयन्त्रहरू, उसका कर्मचारीहरू, उसका पुजारीहरू, उसका भाइ बहादुरहरूलाई जमिन बाँड्यौँ। जमिनको अन्यपूर्ण वितरणको कारणले गर्दाखेरि पनि एउटा चाहिँ नि भूमिहीनता जन्मेको छ। अर्को एउटा मुख्य कारण चाहिँ हाम्रो चाहिँ देश चाहिँ एकदमै भौगोलिक हिसाबले पनि विविध खालको छ र प्रकोपको जोखिम चाहिँ हामीले धेरै नै भोगिरहेका छौँ। त्यसो हुँदाखेरि पनि गृह मन्त्रालयको एउटा तथ्याङ्क अनुसार हेर्दाखेरि त जति सुकुम्बासीहरू भइरहनु भएको छ त्यो सुकुम्बासी हुने सङ्ख्या चाहिँ करिब 40-45% चाहिँ यो बाढी, पहिरो, डुबान आदि इत्यादि कारणबाट पनि भइरहेको छ। साथसाथै यो जुन कस्तो हुन्छ भन्दाखेरि एउटा साइकल हुन्छ। अब आफ्नो जमिन नभएपछि उसले ऋण पाउँदैन, अथवा थोरै जग्गा छ भनेदेखि उसले चाहिँ तपाईँको अरू शिक्षा, स्वास्थ्य, किन घरमा मसँग एक दुई कठा जग्गा छ तर मेरो घरमा कोही मान्छे बिरामी भयो भनेदेखि म चाहिँ अब भूमिहीन हुन्छु भनेर त्यो जग्गा नबेचिकन उपचार नगरेर त कोही पनि बस्दैन, राज्यले त उपचार गरिदिँदैन। त्यसो भएको हुनाले विभिन्न कारणहरू छन् र मुख्य कारणहरू भनेको मैले अहिले यही भनेकै कारण हो। र अहिले पनि तपाईँको अलि अगाडि मिटर ब्याजीहरूको आन्दोलन पनि हामीले हेऱ्यौँ, यो गरिब वर्गको चाहिँ यो खास औपचारिक ऋण प्रक्रियामा उहाँहरूको पहुँच छैन, उहाँहरूले अनौपचारिक प्रक्रियाबाट ऋण लिँदाखेरि चाहिँ त्यसको ऋण तिर्न सक्ने स्थिति नै रहँदैन र जग्गा गुमाउनुपर्ने स्थिति रहन्छ। अर्को चाहिँ अब बिस्तारै यो परिवार सङ्ख्या बढ्दै जाँदाखेरि पनि जस्तो पहिले अब थोरै एक दुई कोठा जग्गा हुन्छ अनि चार पाँच भाइ हुँदै गएपछि, बहिनी दिदी हुँदै गएपछि त्यो संख्या पनि बढ्दै जाने हुनाले पनि यो समस्या भइरहेको हो।
1: जस्तै यो कोशी पीडितका पीडितहरूले चाहिँ लालपूर्जा हातमा छ, जग्गा छैन भनेर आन्दोलन गरे पटक पटक। कतिपयहरूले हामीसँग लालपूर्जा नै छैन भनेर पनि आन्दोलन गरे अथवा माग गरे। तपाईँहरू जस्ता अधिकार कर्मीहरूले आवाज पनि उठाइराख्नु भएको छ, खासमा कहाँनिर यो समस्या भयो?
3: हो, तपाईँले भन्नुभएको जस्तो अब कोही चाहिँ हातमा कागज छ, जग्गा धनी प्रमाण पूर्जा छ, तर फिल्डमा जग्गा नभएको सङ्ख्या पनि ठुलै नै छ यो, किनभने हाम्रो नदीको बाढी आदि इत्यादिको कारणले गर्दाखेरि। अब अर्को चाहिँ अब जमिन फेरि फिल्डमा जमिन भएर त्यसको स्वामित्व नभएर भूमिहीन भएको सङ्ख्या पनि ठुलो छ। अहिले मैले भनेको करिब 4 लाख जति होला बढीमा भनेर मैले जुन सङ्ख्या भनेको शुद्ध सुकुम्बासीको चाहिँ, त्यसमध्ये चाहिँ आधा जस्तो मान्छेहरूलाई नयाँ जग्गा दिनु पर्दैन। फेरि उनीहरू अहिले पनि सरकारी जग्गामा लामो समयदेखि पुस्तौंदेखि बसिरहनु भएको छ, खालि पूजा मात्रै प्राप्त नगर्नुभएको, खालि कानुनी स्वामित्व मात्रै प्राप्त नगर्नुभएको, यस्तै स्थिति छ। अब तपाईँको प्रश्नमा चाहिँ मेरो यो क्षेत्रमा काम गर्दाखेरिको अनुभवले हेर्दाखेरि यो समस्या करिब करिब 7-8 सालदेखि नै यो भूमिहीनको समस्या, भूमि सुधारको मुद्दाहरू उठ्न थालेको देखिन्छ, र 2012-13 सालबाट यो सुकुम्बासीको समस्यालाई हल गर्नलाई राज्यबाट केही न केही पहलहरू भइरहेको हामीले अभिलेखहरू हेर्दाखेरि पनि थाहा पाइन्छ। तर अब अहिलेसम्म पनि जुन हिसाबबाट यसको समस्याको एउटा समाधान हुनुपर्ने थियो त्यो नभएको चाहिँ देखिन्छ। तर के पनि नभएको भन्नेतिर पनि हामी छलफल नगरौँ भन्ने मेरो अनुरोध छ। र पछिल्लो समयमा आएर चाहिँ 2076 सालमा भूमि सम्बन्धी ऐनलाई संशोधन गरेर ऐनमै यो भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी भनेको के हो भनेर परिभाषा खिचिएको छ, अनि कस्तो भूमिहीन सुकुम्बासीले जमिन प्राप्त गर्नुहुन्छ र उहाँहरूले कतिसम्म जमिन पाउनुहुन्छ भन्ने कुराहरू पनि नियमावलीमा खिचिएको छ। अव्यवस्थित बसोबासीलाई पनि कुन वर्गमा रहेको कस्तो हदसम्मकोलाई चाहिँ एकपल्ट जमिन दिने भन्ने कुराहरू स्पष्टसँग लेखिएको छ र आयोग बनाएर यो समस्यालाई समाधान गर्ने भन्ने कुरा पनि त्यहाँ लेखेको छ। मैले किन यो कुरा उठाएको भनेदेखि कति पनि 2012-13 सालदेखि यो सुकुम्बासीको समस्यालाई हल गर्न खोजियो तर कतै पनि कानुनमा कुनै कुरा लेखिएको रहेनछ। खालि एउटा सरकार फेरिएपछि नै एउटा गठन आदेशको भरमा यति महत्त्वपूर्ण मुद्दामा काम गर्न खोजेको रहेछ। तर नयाँ संविधान निर्माणपछि र 76 सालको यो भूमि ऐनले एउटा नयाँ एउटा पाइला नयाँ एउटा भनौँ न चरण चाहिँ यसले एउटा पार गरेको छ। म यसलाई एउटा सकारात्मक रूपमा लिन्छु। त्यसबाहेक अहिले चाहिँ यो यो अब हाम्रो यो सुकुम्बासी समस्याको व्यवस्थापन चाहिँ प्रदेश र स्थानीय त तिनटै सरकारको एउटा साझा चाहिँ तपाईँको कार्यसूचीमा राखिएको छ र यसरी हेर्दाखेरि यो तिनटै तह मिलेर यो समस्याको समाधान गर्नुपर्छ। अहिले चाहिँ जुन भूमि आयोग गठन भएर यसबाट पनि कति काम हुन पर्थ्यो कति काम हुन सकेन कहाँनिर कमजोरी रह्यो त्यो छलफल गर्न सकिन्छ। तर 753 स्थानीय तहमा करिब केही थोरै 8-10 15-20 संख्यामा काम सुरु भएको छैन होला। होइन भने सबै स्थानीय तहमा यो भू सेवा केन्द्र स्थापना गरेर र प्रत्येक स्थानीय तहमा यो समस्यालाई समाधान गर्ने भनेर सहजीकरण समिति पनि बनाएर वडामा तहमा पनि सहजीकरण समिति बनाएर लगत लिने र त्यो लगत लिएको जति पनि लगत छ त्यसलाई एउटा कम्प्युटरीकृत प्रणालीमा राख्ने काम भइरहेको छ र करिब 200-300 स्थानीय तहमा जग्गा नापीको काम पनि सुरु भइरहेको छ। यसलाई चाहिँ हामीले एउटा सकारात्मक चाहिँ एउटा प्रयासको रूपमा लिनुपर्छ र यसमै टेकेर यो समस्याको हल हुन सक्छ। अहिले मैले यो कुरा किन पृष्ठभूमिमा भनेको भने हिजो यो सुकुम्बासीको समस्यालाई एउटा खालि गठन आदेशको भरमा सम्बोधन गर्न खोजियो, अर्को चाहिँ तपाईँको केन्द्रबाट एउटा आयोग बनाउने जिल्लामा समिति बनाउने त्यसमा पनि फेरि अनुभव नभएका मान्छेहरूलाई राख्ने जो चाहिँ अधिकारवाला हो सुकुम्बासी र तपाईँको भूमिहीनहरूको संगठनबाट मान्छे नराख्ने अनि जिल्लाबाट चाहिँ सूचना जारी गरेर निवेदन माग्ने अनि त्यो निवेदनको भरमा त सुकुम्बासी पहिचान गरेर जग्गा दिन सक्ने कुरा सम्भव नै थिएन। त्यो हिजो हामीले त्यसको प्रक्रिया नै गलत लियौँ तर आज चाहिँ प्रक्रिया चाहिँ सही तरिकाबाट अगाडि बढेको छ तर गर्न बाँकी धेरै नै छ भएको त्यही हो। खास गरी चाहिँ तपाईँको
1: 2013 सालदेखि नै यो मुद्दा उठाए पनि जे गएको 8-10 चाहिँ लगातार रूपमा राम्रै काम भइरहेको छ यहाँले भन्नुभयो। अहिले पनि अब यो चुनाव आइरहेको छ प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि यतिखेर राजनीतिक दलका नेता तथा उम्मेद्वारहरू पनि गाउँघरमा भोट मागिरहेका छन्। सुकुम्बासी बस्तीमै पुगेर पनि उहाँहरूले त्यहाँका नागरिकहरूलाई हामीलाई भोट दिनुहोस् हामी जित्यो भने यस्तो गर्छौ उस्तो गर्छौ भनेर आश्वासन चाहिँ बाँडिरहेका छन् होइन। पटक पटक आफ्नो घोषणा पत्रमै प्रतिबद्धता पूरा गरेर जनताको माझमा जाने तर उहाँहरूका चाहिँ जुन आश्वासनहरू छन् त्यो पूरा नगर्ने यो प्रवृत्तिलाई चाहिँ कसरी हेर्नुहुन्छ?
3: अब यो खास चाहिँ कसरी यो प्रश्नको उत्तर दिन चाहिँ अब एकदमै सबैले एउटै तरिकाबाट यसलाई हेरेका छन् जस्तो त मलाई लाग्दैन। राजनीतिक दलहरूले पनि यो समस्यालाई हेर्ने दृष्टिकोण र उनीहरूको व्यवहारमा दलै पछि थोरै थोरै एकदम प्रष्ट देखिने खालको होइन तर थोरै थोरै चाहिँ त भिन्नताहरू देखिन्छ। तर आज अहिले यो हाम्रो नेपाल चौतारी मार्फत मैले कुराकानी गर्दाखेरि चाहिँ यो जुन समस्याको जुन आकार छ र यो समस्याबाट हामीले जुन एउटा अति विपन्न र अधिकारबाट वञ्चित समुदायलाई सम्बोधन गर्नुपर्ने हो त्यो हिसाबले चाहिँ अहिले उम्मेद्वारहरूले चुनावको बेलामा यो म यसो गर्छु उसो गर्छु भनेर भनेको भए पनि जुन किसिमको राजनीतिक दलभित्र छलफलहरू हुनुपर्ने हो यो विषयमा चुनाव नहुने समयमा चाहिँ यो विषयमा त छलफल हुनुपर्ने हो तर छलफल भइरहेको देखिँदैन र अहिले गएर म यसो गर्छु उसो गर्छु भनेर भन्नुभन्दा पनि उम्मेद्वारहरूले चाहिँ यो समस्या किन हल हुन सकेन आफ्नो राजनीतिक दलले सरकारमा हुँदा या नहुँदा के प्रयास गर्यो इमान्दारीपूर्वक त्यो कुरा राख्नुभयो भने चाहिँ बरु राम्रो होला। अहिले पनि फेरि पनि फेरि हामी यसो गर्छौँ उसो गर्छौँ त्यो कसरी गर्ने हो दृष्टिकोण के हो यो यो विषयमा चाहिँ कुराहरू आइरहेको छैन। अहिले जुन हिसाबले चुनावको समयमा कुराहरू उठिरहेको छ मैले चाहिँ दुईवटा हिसाबबाट हेरिरहेको छु। एउटा चाहिँ यो स्वयं सुकुम्बासीहरूमा पनि एक किसिमको सचेतना आएको छ, यो मुद्दाहरू हामीले उठाउनुपर्छ, यो चाहिँ हाम्रो सही बेला हो भन्ने कुराहरू भएको कारणले गर्दाखेरि पनि यो मुद्दा उठिरहेको छ। अर्को ठुलो सङ्ख्यामा भएको हुनाले र चुनावको हारजितसँग पनि सम्बन्ध हुने भएको हुनाले यो उम्मेद्वारहरूले पनि यो कुरा उठाउनु भएको छ। तर मैले यो कुरा के भन्न खोजिरहेको भने चुनावको बेलामा मात्रै मुद्दा उठाउने आधारमा हामीले मतदाताहरूले निर्णय गऱ्यौँ भने त्यो चाहिँ राम्रो हुँदैन। यसभन्दा अगाडि उहाँहरूले गरेको व्यवहार, उहाँहरूले राखेको विचार र अहिले पनि उहाँहरूलाई यो समस्या हामीले समाधान गर्न नसकेकोमा महसुसीकरण छ कि छैन, खालि सामान्य हिसाबले म यो गरिदिन्छु ऊ गरिदिन्छु मात्रै भनेर भनेको छ भने त्यसमा पत्याइहाल्नु हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन।
1: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
4: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाई अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, नेपाल चौतारी तपाईँ यतिखेर सुनिरहनु भएको छ। आज हामी सुकुम्बासीको अहिलेको अवस्था र अहिलेको निर्वाचनलाई जोडेर सुकुम्बासीको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएका भूमि अधिकार कर्मी जगत देउजासँग हामी कुराकानी गरिरहेका छौं। तपाईँ पनि आफूलाई लागेको प्रश्न वा जिज्ञासा आजका अतिथिसँग राख्न चाहनुहुन्छ भने हामीले दिएको नम्बरमा फोन गर्न सक्नुहुन्छ। अब हामी चाहिँ तपाईँका प्रश्न र जिज्ञासा लिन्छौं। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा अछामबाट उषा ढुङ्गाना आउनुभएको। उषाजी नमस्कार।
5: हजुर नमस्कार, अनि अतिथिज्यूलाई पनि नमस्कार।
1: हजुर प्रश्न राख्नुहोस्।
5: हजुर, मेरो प्रश्न यस प्रकार छ, के गर्न सकियो भने सुकुम्बासीको अधिकार प्रबन्धनमा टेवा पुग्छ? सुकुम्बासीको अधिकार प्रबन्धनका लागि के कस्ता संवैधानिक व्यवस्थाहरू भएका छन् र नेपालको कुन क्षेत्रमा चाहिँ सुकुम्बासीको संख्या धेरै छ? हस् धन्यवाद।
1: हस् धन्यवाद। हजुर अतिथिज्यू, अछामबाट उषा ढुङ्गानाले राखेको प्रश्नको जवाफ।
3: उषाजी, महत्वपूर्ण प्रश्नको लागि धन्यवाद। खास हाम्रो संविधानमा चाहिँ आवासको अधिकारको व्यवस्था गरिएको छ र त्यससाथै दलित भूमिहरूलाई एकपल्ट आवास र खेतीको लागि जमिन दिने कुरा पनि संविधानमै लेखिएको छ भने यो चाहिँ मौलिक हकमा छ। निर्देशक सिद्धान्तमा गएर दलित भूमिन सुकुम्बासी, अभ्यस्त बसोबासी र कमैया, हरवा, चरवा, हलियाहरूलाई सकभर जमिन उपलब्ध गराउने, त्यो भएन भने पनि जीविकोपार्जनको लागि कृषिमा आधारित अवसरहरू दिलाउने भन्ने कुराहरू लेखिएको छ। र अहिले यो समस्या भनेको खास गरी तराई मधेसका 28 जिल्लाहरूमा यो बढी समस्या रहेको छ, यद्यपि पहाडहरूमा पनि र हिमालहरूमा पनि कम संख्यामा यो समस्या छ। र अब जुन समाधानको कुरा यहाँले ल्याउनुभयो, मेरो काम गरेको अनुभवको हिसाबले हेर्दाखेरि चाहिँ अब संघीय सरकारले अथवा राजनीतिक दलहरूले एउटा नीतिगत निर्माणमा उहाँहरूले एउटा सही तरिकाको नीति निर्माण त गर्नै पर्यो, तर हामीले यो समाधान अब तलबाट स्थानीय तहबाट थाल्नुपर्छ र प्रयास सुरु भइसकेको पनि छ। प्रत्येक स्थानीय तहमा भूमिहीन सुकुम्बासीको राम्रोसँग लगत राख्ने, किनभने स्थानीय तहले नै को भूमिहीन हो को भूमिहीन होइन भनेर सही तरिकाबाट छुट्याउन सक्छ। लगत पहिला लगत राख्नु पर्यो र यसलाई चाहिँ अहिलेको अब हामीले पहिलेकै जस्तो पेपर वर्क गरेर जाने भन्दा पनि हामीले नयाँ प्रविधिहरूलाई अपनाउने, सबै कुराहरूलाई कम्प्युटरकृत प्रणालीमा लिएर जाने, ताकि कसैले पनि यसमा बदमासी गर्न नसकियोस् र त्यो अभिलेख बनाइसके पछाडि स्थानीय सरकारलाई नै नापजाँचको पनि काम दिएर अगाडि बढ्यो भनेदेखि यो कामको समस्याको हल हुनसक्छ। साथसाथै एकपल्ट जमिन दिइसके पछाडि फेरि त्यो परिवार भूमिहीनको अवस्थामा नजाओस् भनेर अरू खालको जीविकोपार्जनको कार्यक्रम साथसाथै अरू आधारभूत जुन अधिकारहरू हुन्छ, शिक्षा स्वास्थ्यको कुरामा पनि सरकारले मद्दत गर्नुपर्छ।
1: हजुर, अब हामीले यो भूमिहीनहरूको अथवा सुकुम्बासीहरूको कुराकानी गरिराख्दाखेरि कहिले चाहिँ के पनि सुनिन्छ भने सुकुम्बासीको नाममा हुकुम्बासी भन्ने कुराहरू पनि बढी सुनिन्छ। जोसँग घर जग्गा छँदै छँदै पनि उहाँहरू फेरि त्यही लाभमा चाहिँ लोभमा चाहिँ होइन सुकुम्बासी भएर बसिरहेको कुराहरू पनि आउँछ, यो कतिको साँचो हो?
3: हामी कहाँ एउटा के चाहिँ छ भनेदेखि इन्द्र सराजी, समस्यालाई समाधान नगर्न पर्यो भने अथवा त्यसलाई भुलभुलाइमा राखिदिनु पर्यो भने संख्या एकदमै ठुलो बढाइदिने अथवा भ्रमहरू फैजाइदिने त्यो चाहिँ त अब यत्रो राज्यले गर्न चाह्यो भनेदेखि अब अहिले त सबै करिब केही हिमाली जिल्लाको बाहेक सबै जग्गा धनीहरूको जग्गा छ कि छैन भनेर हामीले एउटा मालपत कार्यालयमा गएर अथवा विभागमा गएर एउटा क्लिक गरेर हामीले हेर्न सक्छौँ। त्यसो भएको उनीहरूले त्यो कसैले त्यस्तो दावी गरेको छ भनेदेखि त्यो हामीले मजाले अहिले पहिचान गर्न सक्छौँ। अर्को अहिले जुन भूमि आयोगले काम गरिरहेको छ त्यहाँ एउटा कम्प्युटरीकृत प्रणाली बनाएको छ र जसले त्यहाँ तपाईँको विवरणहरू भरिसके पछाडि त्यहीँबाट पनि हामीले उसको जग्गा भएको नभएको ट्याग गर्न सकिने गरेर सिस्टम बनाइसकेका छौँ। त्यसो भएको उनीहरूले यो समस्या समाधान गर्नको लागि तपाईँको उपायहरू छ र फेरि यो हुँदै नभएको भन्ने पनि होइन, केही हदसम्म केही अब केहीको बुझाइ के छ भने यो खास पार्टी आफ्नो पार्टी सरकारमा गएको बेलामा मैले एउटा घडेरी राम्रो ठाउँमा जोडिहाल्ने हो यही बेलामा, यो खास भने एउटा कुरा हो तर गर्ने अर्को कुरा हो, त्यस कारणले यो बेलामा मैले मौका लिइहाल्नुपर्छ भनेर केही मान्छेहरूले जग्गा लिनको लागि प्रयत्न गरिरहेको विगत चाहिँ हो। यो यथार्थ पनि छ तर मूल समस्या यो होइन, यसलाई हामी समाधान गर्न सक्छौँ।
1: हजुर, हाम्रो टेलिफोन सम्पर्कमा बर्दियाबाट रामबहादुर पुलामी आउनु भएको छ। रामबहादुरजी
6: हजुर नमस्कार।
1: नमस्कार, यहाँको प्रश्न के छ?
6: मेरो अतिथिज्यूलाई पनि नमस्कार है।
3: नमस्कार अमरजी। हजुर,
6: मेरो चाहिँ प्रश्न अतिथिज्यूलाई यस प्रकार रहेको छ, जस्तै यो अपाङ्गताको क्षेत्रमा जस्तो सुकुम्बासीको जुन समस्या उठाइरहँदा यसमा चाहिँ पनि भित्र कतिपय अपाङ्गहरू छन् तिनीहरूलाई कस्तो व्यवस्थापन गरेको छ, र अर्को कुरो भूमि आयोगले किन अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिएको छैन, त्यो मेरो चाहिँ प्रश्न यही हो। धन्यवाद।
1: हुन्छ, धन्यवाद। त्यसै गरी चितवनबाट तिलक अधिकारी हुनुहुन्छ। हजुर तिलकजी नमस्कार।
7: नमस्कार।
1: यहाँको प्रश्न के छ आजको
7: अतिथिलाई? मेरो नमस्कार। मेरो प्रश्न के छ भने अब यो सुकुम्बासी आयोजन खोलिएको छ, यो जहाँ जहाँ लाग्छ फर्मालिटी गर्नको फर्मालिटी पुरा गर्नको लागि मात्रै खोले जस्तो लाग्छ, यसले किन आफ्नो कार्यक्षेत्रमा राजसृष्टि गरेको र भोलि गएर सुकुम्बासीका समस्याहरूलाई खालि ढिला सृष्टि गरिदिँदाखेरि उनीहरू सधैँ सुकुम्बासी नै भइरहन्छन्, अनि सुकुम्बासीलाई व्यवस्थापन गर्न नसक्नुको कारण के के हुन् त्यसको बारेमा प्रश्न पारिदिनुहोस् न।
1: हुन्छ, धन्यवाद। हजुर जगतज्यू, हामी सुरुमा चाहिँ तिलक अधिकारीको प्रश्नको जवाफ लिइहालौँ।
3: हस्, यहाँहरू दुवैजनालाई मेरो पनि नमस्कार छ र महत्वपूर्ण प्रश्नहरू सोध्नु भएको धन्यवाद पनि। र अहिले हामीले जति पनि बौद्धल आए पछाडिको आयोगहरूको मात्रै कुरा गरौँ, त्यो सबै आयोगहरूको मैले गठन आदेशहरू, तिनीहरूले गरेको कामहरू, तिनीहरूले गरेको प्रगति प्रतिवेदनहरू त्यो हेर्ने प्रयासहरू पनि गरेका थिए। त्यसरी हेर्दाखेरि कसैले सबैले नै खालि यो देखाउनको लागि मात्रै गरे भनेर भन्दाखेरि पनि सही विश्लेषण हुँदैन। केही आयोगहरूले असाध्यै इमान्दारीपूर्वक खटेर काम गर्नुभएको र जग्गाहरू वितरण गर्नुपर्ने भएको देखिन्छ र आफ्नो अभिलेख पनि राम्रोसँग राखेर कसलाई कति जग्गा दिएको हो, कहाँ जग्गा दिएको हो, आफ्नो आयोगले कति काम गर्यो भनेर प्रगति प्रतिवेदन पनि मन्त्रालयमा बुझाएको आयोगहरू पनि देखियो। कोही कोही चाहिँ काम गर्नको लागि भन्दा पनि खालि हामीले यो मुद्दाहरूमा उठाइरहेका छौँ, हामी गर्न खोजिरहेका छौँ भन्नेदेखि लिएर आफ्ना कार्यकर्ताहरूलाई, आफ्ना नेताहरूलाई काम गराउनको लागि पनि असाध्यै फितलो तरिकाबाट आयोगहरू गठन भएको र आयोगहरू गठन भइसके पछाडि उहाँहरू यो सुकुम्बासीको व्यवस्थापनको काममा भन्दा पनि आफ्नै व्यवस्थापनमा लागेको चाहिँ पनि देखिन्छ। दुइटै खालको चाहिँ अवस्था छ। अब अहिले यो पछिल्लो अवस्थामा बनेको आयोगको बारेमा र जिल्ला समितिहरूको बारेमा त मैले अलिकति थोरै पनि कुरा राखेँ र खास चाहिँ नै अहिलेको भनेको एउटा कानुनी रूपमा व्यवस्था भएको र कानुनलाई कारण गर्ने अधिकार प्राप्त गरेको आयोग गठन भएर काम भइरहेछ। तर यो आयोगमा पनि अलिकति अनुभव भएको गर्न सकिने मान्छेहरूको संख्या चाहिँ कम देखिन्छ। तर अहिले जे तरिकाबाट प्रयासहरू सुरु भइरहेको छ, तपाईँको मूलत मलाई के विश्वास छ भने स्थानीय तहमा आधारित जुन सहजीकरण समितिहरू बनेर काम भइरहेछ उहाँहरूलाई नापजाँचको अधिकार छैन। उहाँहरूलाई नापजाँचको अधिकार दिएर काम गर्ने हो भने स्थानीय सरकारको यो समस्यालाई समाधान गर्छौँ भन्ने किसिमको हुटुहुटी पनि देखिन्छ, त्यहाँबाट समाधान हुन सक्छ जस्तो मलाई लाग्छ। र यसमा मैले एउटा थप कुरा के भन्न चाहन्छु भने यो मात्रै समस्यामा होइन, हरेक समस्यामा स्वयं भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अविस्थित बसोबासी सङ्गठित रूपमा निरन्तर नलागेसम्म यो समस्याको हल, जतिसुकै राम्रो कानुन र जतिसुकै राम्रो मान्छेहरू बने बसेको आयोग बनेछ भने पनि यो समस्या समाधान हुँदैन। यसमा सोही वर्ग नै

0: तपाईँले भन्नुभएको कुरा ठिक हो, त्यो कुनै पनि ऐनमा या कानुनमा या तपाईँको कार्यविधिहरूमा यो ठुलो संख्यामा रहेको अपाङ्ग समुदायलाई चाहिँ कसरी न्याय गर्ने भन्ने बारेमा केही प्रश्नसँग लेखिएको छैन। खालि एउटा सकारात्मक पहल चाहिँ के भने, पहिले चाहिँ स्थानीय जिल्लामा गएर निवेदनहरू दिनु पर्थ्यो भनेदेखि यसपालि लगत संकलकहरू स्थानीय तहले तालिम दिएर घर दैलोमा परिचालन गरेको छ, यसलाई पनि एउटा सकारात्मक रूपमा लिनुपर्ने हुन्छ। र अति समस्या भोगेका समुदायहरू, त्यो भूमिहीनहरूमा पनि सबभन्दा बढी भूमिहीन र जुन जुन जुन हिसाबले हेर्दाखेरि एउटा अपाङ्ग एकल महिला, यी समुदायहरूलाई कसरी न्याय गर्ने भन्ने कुरामा चाहिँ अलिक बढी नै छुट्टै खालको विशेष एउटा इकाइ नै बनाएर आयोगहरूले काम गरेन भने यो वर्ग चाहिँ छुट्ने, फेरि पनि खास तलको भुइँको पिँचको मान्छेले जग्गा नपाउने र फेरि झन् अहिलेको भन्दा त्यहीभित्र पनि अर्को एउटा खाल खडा हुन सक्ने सम्भावनाप्रति चाहिँ हामी जनाएको हुनुपर्छ।
1: हजुर, दैलेखबाट उमाकान्त अधिकारी हुनुहुन्छ। हेलो उमाकान्त जी, नमस्कार। हेलो हेलो, उमाकान्त अधिकारी हुनुहुन्थ्यो दैलेखबाट, उहाँसँगको टेलिफोन सम्पर्क विच्छेद भएको छ, हामीले राम्रोसँग आवाज उहाँको सुन्न सकेनौं। तपाईँ आजका अतिथिलाई आफ्ना प्रश्न जिज्ञासा राख्न सक्नुहुन्छ, त्यसका लागि अघि हामीले तपाईँलाई नम्बर दिइसकेका छौं। हजुर, यो जुन अब बेला बेला जब जब निर्वाचन आउँछ तब तब यस्ता समस्याहरू हामी फेरि पनि पूरा गर्छौं भनेर चाहिँ आश्वासन चाहिँ दिन्छन्, अब पहिलेको भन्दा केही काम पनि गरिरहेको छ, अब खासमा अहिलेका उम्मेद्वारहरूले जुन अब विजय हुँदै हुनुहुन्छ, अबको हाम्रो सांसद बन्दै हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ के गरिदिन पाए अथवा उहाँहरूले अहिले तत्काल गर्नुपर्ने सुकुम्बासीहरूका लागि काम चाहिँ के देख्नुहुन्छ तपाईँ?
0: पहिले त म अब अहिले त उहाँहरूलाई फुर्सद छैन, तर उम्मेद्वारहरू जो चुनावमा उठ्नु भएको छ उहाँहरूले अहिलेको यो सुकुम्बासी समस्यालाई व्यवस्थापन गर्ने, अहिलेको विद्यमान हाम्रो कानूनमा कस्तो व्यवस्था छ, नियमावलीमा कस्तो व्यवस्था छ भनेर राम्रोसँग अध्ययन गरिदिनु भए राम्रो हुन्थ्यो जस्तो लागेको। उहाँहरूले अहिले कतिपय समुदायमा जग्गा दिन नसकिने ठाउँमा पनि हामी जग्गा दिन्छौँ भनेर बोल्नु भएको चाहिँ देखियो। जस्तो चाहिँ जोखिम क्षेत्रमा बसोबास गरेको ठाउँमा बसोबास गरेको मान्छेलाई हामी त्यहीँ जग्गा दिन सकिने अहिलेको विद्यमान कानुन छैन त दिनुपर्ने हुँदैन, उहाँहरूलाई अर्को सुरक्षित ठाउँमा सार्नुपर्ने हुन्छ भनेको एउटा त पहिले अध्ययनलाई नै एउटा विषय बनाउनुपर्छ जस्तो मलाई लाग्छ। अर्को चाहिँ यो काम गर्नको लागि तपाईँको अहिलेको केही कानुनी व्यवस्था र केही नीतिगत व्यवस्थाहरूमा समस्या छ। जस्तो अहिले पनि भनियो, तपाईँको जग्गा छ तर त्यो जग्गा घर बनाउन योग्य छैन, अथवा जग्गा छ चाहिँ तपाईँको तिन चारवटा परिवार भाइहरू हुनुहुन्छ उहाँहरूलाई एकै धुर पनि जग्गा भागमा आउँदैन, यस्तो परिवारलाई कसरी सम्बोधन गर्ने, अनि त्यस पछाडि गएर तपाईँको यो जोखिम क्षेत्रमा बसोबास गरिआएका अव्यवस्थित बसोबासीहरूलाई एकै वर्गमा राखेर हेरिएको छ, त्यसलाई मेरो अनुभवमा दुईवटा वर्गमा राख्नुपर्छ। एउटा वर्ग भनेको त्यहाँ राख्न नसकिने, अर्को चाहिँ त्यसलाई चाहिँ तपाईँको अरू कुनै सुरक्षाको मापदण्डहरू अप्नाएर तटबन्धहरू बनाएर आदि इत्यादि गरेर राख्न सकिने, यस्तो किसिमको कानुनी सुधारमा उहाँहरूको ध्यान जानुपर्छ। र यो कामको लागि तपाईँ सुरुमा पनि भन्नुभयो जुन किसिमको कामको गहिराई हो, स्रोत र साधनहरू चाहिँ एकदमै कम छुट्याउने गरिन्छ यसमा, तपाईँको एउटा त्यसो भएको हुनाले यो कामको लागि ठुलो प्राविधिक जनशक्ति पनि चाहिने भएको हुनाले प्रशस्त रिसोर्सहरू स्रोतहरू पनि छुट्याउने र कानुनमा भएको अडचनलाई फुकाइदिने काम गर्यो भने यो समस्याको हल हुन सक्छ।
1: अहिले यहाँले यो चुनावको लागि विभिन्न राजनैतिक दलले ल्याएका घोषणा पत्र पनि हेर्नुभयो होला, घोषणा पत्रमा सुकुम्बासीका मुद्दालाई समेटेको बारेमा चाहिँ के भन्नुहुन्छ, कस्ता कस्ता उहाँहरूले समेटेको पाउनुभयो विषयहरू?
0: लगभग मैले प्रमुख भनिएका सबै राजनीतिक पार्टीहरूको पनि घोषणा पत्र हेरे, अहिले तपाईँको स्वतन्त्र उम्मेद्वारहरूको पनि केही घोषणा पत्रहरू प्रकाशन भएको छ, त्यसलाई पनि हेरे। त्यसमा मूलत एउटा आवासको अधिकारको कोणबाट जग्गा नहुने सुकुम्बासी परिवारलाई एउटा घडेरी उपलब्ध गराउने कोणबाट धेरै कुराहरू आएको र कतिपय दलहरूले यो समस्याको गहिराईलाई ठम्याउन नसकेको पनि मैले देखेँ। खास अहिले भूमिहीन सुकुम्बासीहरूको अपेक्षा भनेको स्वाभाविक रूपमा एउटा सुरक्षित आवासको लागि चाहिने घडेरी चाहिँ हो, तर त्यो

0: उहाँहरूको माग होइन र अहिलेको समस्या त्यसले मात्रै हल हुने पनि होइन। मूलत एउटा भूमि सुधार, प्रगतिशील भूमि सुधारको खाकाभित्र राखेर सम्भव भएसम्म उहाँहरूलाई केही कृषिको लागि पनि, जो भूमिहीन हुनुहुन्छ, सुकुम्बासी हुनुहुन्छ र कृषि काम गरिरहनु भएको छ भने उहाँहरूलाई न्यूनतम 2 कठा 3 कठा 4 कठा 5 कठा त्यो क्षेत्रमा कति जग्गा छ त्यति जग्गा दिने कोणबाट चाहिँ आउनुपर्नेमा प्रष्टसँग त्यो विषयहरू उल्लेख भएको देखिँदैन। तर एउटा सकारात्मक कुरा के छ भने सबैजसो पार्टीहरूले यो मुद्दालाई छोड्नु भएको छैन। त्यसको बुझाइ, त्यसको लेखाइको गहिराइ फरक फरक भए पनि यो मुद्दालाई छोड्नु भएको छैन। अघिल्ला चुनावहरू हेऱ्यो भनेदेखि चाहिँ धेरैले यो समस्यालाई एउटा सामान्य एक लाइनको रूपमा मात्रै लिने अवस्था थियो भने अहिले चाहिँ अलिक बढी नै अलिकति सचेतता अपनाएको हो कि जस्तो पनि देखिन्छ।
1: हजुर, यो नेपाल बसोबास बस्ती संरक्षण समाजले चाहिँ देशव्यापी रूपमा एकपटक चाहिँ नो भोट नो लाल पूर्जा भन्ने अभियान पनि चलायो होइन। अब यो यस्तो अभियान चलाउँदैमा अब समस्या समाधान त हुने होइन, उहाँहरूको माग त पूरा हुने होइन, होइन? यो अभियानलाई चाहिँ कसरी हेर्नुहुन्छ? अहिले चाहिँ त्यो अभियानले के गरिरहेको छ?
0: मैले चाहिँ त्यो अभियानलाई एउटा सकारात्मक रूपमा हेरेको छु, किनभने बहुदल आउन साथ यो समस्या हल होला भनेर अपेक्षा गरेको, अनि त्यस पछाडि भएन, त्यस पछाडि नयाँ संविधान अनि आयो, विभिन्न आन्दोलनहरू भए, अहिले पनि 72 सालमा संविधान बन्यो, कति वर्ष भइसक्यो, यो समस्या समाधान नभइसके पछाडि एउटा दबाव मूलक कोणबाट त्यो काम उहाँहरूबाट गर्नुभएको हो। यद्यपि उहाँहरूले चुनावी बहिष्कार गर्नुभएको होइन र गर्नुहुन्छ जस्तो मलाई लाग्दैन र गर्नुहुँदैन पनि। र एउटा प्रश्नमा आज के कुरा भन्न चाहन्छु भने हामीले चुनावमा चाहिँ सक्रियतापूर्वक भूमिहीन सुकुम्बासी समुदायले पनि भाग लिनुपर्छ र अहिले आफ्नो क्षेत्रमा उठेका मध्ये यो मुद्दालाई राम्रोसँग सम्बोधन गर्न सक्ने र आज को आश्वासनलाई होइन कि हिजो उहाँहरूको गतिविधि, कतिपय त बस्ती उठाउन चाहिँ रोजल लिएर आउने मान्छेहरू पनि अहिले चुनावमा उठ्नु भएको छ, त्यसलाई त चिनेर कम्तीमा पनि उसलाई भोट दिनु भएन र एउटा इमान्दार तुलनात्मक रूपमा यो मुद्दालाई राम्रोसँग बुझेको उम्मेद्वारलाई भोट दिने काम एउटा गर्नुपर्ने हुन्छ हामीले। अर्को कुरा, जसरी अहिले यो चुनावभन्दा अगाडि जुन किसिमको सक्रियता भूमिहीन सुकुम्बासी समुदायहरूमा देखिएको छ, चुनाव जितेको भोलिपल्टदेखि पनि यत्तिकै निरन्तरता तपाईँको आन्दोलनहरू अभियानहरू भयो र यो सरकारले थालेको कामलाई एउटा सठिक तरिकाबाट हामीले सघाउन सक्यौँ भनेदेखि सायद अबको 4-5 वर्षभित्रमा चाहिँ एउटा यो समस्या पूर्ण रूपमा सम्बोधन नभए पनि एउटा सन्तोष गर्न सक्ने स्थितिमा चाहिँ पुग्छ जस्तो मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि हामीले यो अहिले बस्ती बसोबासले गरेको जुन आन्दोलन छ त्यो चाहिँ एकदम सान्दर्भिक हो, जसले गर्दाखेरि चाहिँ एउटा यो मुद्दालाई उठाउन मद्दत पुगिरहेको छ, उम्मेद्वारहरूलाई पनि यतिसम्म बोल्न पर्ने अवस्था बनेको छ। त्यसबाहेक भूमि अधिकार मञ्चले पनि विभिन्न जिल्लाहरूमा अभियानहरू गरिरहेको छ, तर एउटा सचेत नागरिक भएको कारणले गर्दाखेरि हामीले चुनावमा चाहिँ सक्रियतापूर्वक भाग लिएर अझ नत्र हामीले यदि चुनावमा सक्रियतापूर्वक भाग लिएनौँ भने हामीले फेरि चुनाव पछाडि हामीले यो मुद्दालाई बलियोसँग उठाउन सक्ने आधार नभएको हुनाले त्यो कुरामा पनि हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ।
1: भनेपछि हामीले नो भोट भन्दा पनि व्यक्ति हेरेर आफ्नो मुद्दा कसले सम्बोधन गर्न सक्छ त्यो व्यक्तिहरूलाई जिताउनुपर्छ। हजुर, हामी कार्यक्रमको लगभग अन्तिमतर आइसकेका छौं। अब यो जुन अहिले हामीले नेपालमा भूमिविहीनहरूको सुकुम्बासीहरूको अवस्था अहिले यो विषयमा कुराकानी गर्यौं, अहिलेसम्म भन्नै पर्ने र भन्न मैले तपाईँलाई सोध्न छुटाएको केही भन्नु बाँकी छ?
0: धेरै कुराहरू हामीले छलफल गऱ्यौँ र यो धेरै एउटा लामो समयदेखि अत्यन्त एउटा गुजल्टिएर रहेको, अहिले तपाईँले चुनावको समयमा हेर्नुभयो भने पनि जहाँसुकै जानुहोस् खास गरी तराई र मधेसका जिल्लाहरूमा यो एउटा ठुलो समस्याको रूपमा रहेको छ र यसलाई चाहिँ अब राजनीतिक दलहरूले उम्मेद्वारहरूले अहिले चुनावमा पनि एक किसिमको बाचा गर्नुभएको छ तर त्यो बाचालाई चाहिँ यसपालि पुरा गर्ने गरेर र समस्यालाई यो खालि यसपालि चाहिँ गएर म यसो गर्छु उसो गर्छु भनेर भन्ने भन्दा पनि त्यो स्वयं सुकुम्बासीहरूको समस्यालाई पनि राम्रोसँग सुनिदिने मात्रै प्रयास गर्नुभयो भने पनि राम्रो हुन्छ जस्तो लाग्छ र यो समस्यालाई समाधान गर्नको लागि एउटा नीतिगत तहमा र सरकारको तहबाट त प्रयत्न हुन नै पर्यो र राजनीतिक पार्टीमा पनि एउटा सघन खालको गहिरो खालको बहस जरुरी हुन्छ र यो स्वयं सुकुम्बासी भूमिहीन अवैध बसोबासीको तर्फबाट पनि एउटा सचेत खालको प्रयास जरुरी हुन्छ। सबैजना मिलेर यो समस्यालाई हल गर्नेतर्फ हामी जानुपर्छ। मैले भन्न खोजेको कुरा के भने हो, यो समस्या धेरै लामो समयदेखि जगडिएर रहेको छ तर पछिल्ला केही प्रयासहरू सकारात्मक छन्, पर्याप्त छैन। यसमा टेकेर स्थानीय सरकार समेतको तपाईँको अगुवाईमा यो कामलाई अगाडि लिएर गयो भने सायद अब आउने चुनावमा योभन्दा अलि भिन्न खालको उहाँहरूको जाने भनौँ न आर्थिक स्थितिको बारेमा, सामाजिक स्थितिको बारेमा छलफल गर्न पाइने अवस्था बनाउनतिर हामी सबैजना लागौँ भन्ने मेरो चाहिँ भनाइ छ।
1: हुन्छ जगतज्यू, यहाँले आफ्नो व्यस्तताको बावजुद हामीलाई समय दिनुभयो र आफ्ना कुराहरू राखिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद।
0: हस्, मलाई यो अवसर दिनुभयो, मैले आफ्नो कुराहरू केही राख्ने मौका पाएँ, केही साथीहरूको विचार पनि सुन्ने मौका पाएँ, यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।
1: हवस्, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ हामी मंगलबार आउने नै छौं। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रशरा खड्का पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 10।
2: जगत यहीँ बसौँ न।
3: हुन्छ, यहीँ बस्दा नि हुन्छ। लजु जोयसी, तिमीहरू पनि यता बस त।
4: ओके बाबा।
5: ओके बाबा।
3: रिजोर्ट चाहिँ ठाउँ छानेरै बनाएको रहेछ। माझकोट बजार र वरपरका सबै गाउँ प्रष्टै देखिने रहेछ। यो रिसोर्ट खोलेदेखि नै यस्तो आउन मन लागिरहेको थियो, मौका नै मिलिरहेको थिएन। आज बल्ल जुर्यो।
2: त्यही त नि
5: जोयसी, ऊ पर हेर त हिमाल कति राम्रो है दिदी।
6: एक्सक्युज मी, हजुरहरू के लिनुहुन्छ होला?
2: जोयसी तिमी के खाने छोरो?
5: म त लस्सी खाने। म पनि खान्छु नि लस्सी।
3: भइहाल्छ नि। ललिता तिमी चाहिँ के खाने?
2: खाना चाहिँ तिम्रो चोइस गर, बरु लस्सी चाहिँ खाइहालौँ न।
3: यहाँको स्पेसल के छ, के खुवाउनुहुन्छ हजुरले?
6: ए, यहाँको स्पेसल चाहिँ फापरको ढेँडो र कालिजको मासु छ सर।
5: आहा, ढिँडो नि रहेछ।
6: ढिँडै गरिदिउँ त सर।
3: हुन्छ, त्यही गरिदिउँ न है।
6: हस् सर।
2: त्यो लस्सी चाहिँ पठाइदिइहाल्नु न है।
6: भइहाल्छ म्याम।
5: हामी बस्तीपुरमा पनि यस्तै ठाउँमा खाना खान जान्थ्यौँ नि जोसी, अनि मलाई चाहिँ किन नलगेको? तिमी जन्मेकै थिएनौ, कसरी लानु? म पनि बस्तीपुर जाने
3: हो। अब मम्मीको बिदा मिलेपछि जानुपर्छ है त।
5: हुन्छ।
2: बरु मलाई त एकपटक विलासनगर चाहिँ कस्तो घुम्न जानु मन लागेको थियो।
3: हो र, तिमी बिदा मिलाऊ अनि जाउँला नि। के भयो र, आउने स्याटरडे चाहिँ ऊ त्यो पारीको पाटन अनि त्यो तलको भुङ्रे खोला छ नि, हो त्यसको छेउमा जाउँला। कस्तो रमाइलो ठाउँ रहेछ।
2: हो र,
5: खोलामा माछा नि छ हो बाबा।
3: किन नआउनु नि, कति धेरै छ, यत्रो यत्रो ठुलो माछा पाइन्छ त्यहाँ।
6: ल है त हजुर, लसी आयो।
5: म पनि माछा हेर्न जाने।
3: भइहाल्छ नि मेरो कान्छी छोरी।
5: कस्तो मिठो रहेछ है लस्सी।
2: मिठो रहेछ।
3: ल मैले त सकाए।
5: मामु मामु, त्यहाँ पिङ रहेछ, म पनि पिङ खेल्छु नि।
2: लजु जाऊ त बहिनीलाई पिङ खेलाइदेऊ।
5: हुन्छ। लाओ जोसी, मामु फोन लिनु त, बहिनीको टिकटक बनाइदिन्छु।
2: यी ल्याऊ, छोरलाई है विचार गर।
5: हुन्छ, हिँड जोसी।
3: ल जाऊ, तिमीहरू बाहिरै जाऊ पिङ खेल्न।
2: जगत तिम्रो फोन आए जस्तो छ, हेर त।
3: ए,
2: कसको?
3: पब्लिकेसनबाट रहेछ। एकछिन है। हेलो, हजुर नमस्कार। हजुर हजुर, ठिकै छ हजुर। म यतै माझकोटमै छु त। हो हो हजुर हजुर, नयाँ किताबको काम हुँदैछ। ए हो, हुन्छ सर, भइहाल्छ नि। यस्तो पऱ्यो भने त खबर पाऊँ न। हुन्छ हुन्छ, भर्चुअल मिटिङ गर्न सकिन्छ। हुन्छ हुन्छ हुन्छ, ओके ओके ओके ओके, बाई।
2: के भन्छन्?
3: मेरो किताबको नयाँ संस्करण निकाल्ने रे।
2: यो त चौथो संस्करण हुने भयो होइन?
3: हो।
2: ल बधाई छ है।
3: के को मलाई बधाई हो र, यसको त सबै श्रेय तिमीलाई जान्छ नि
2: है।
3: अनि त,
2: अनि लेखकज्यू अर्को किताब कहिले सकिन्छ त अब?
3: हेरौँ, एक महिना जतिमा सक्छु कि।
2: के भयो, के सोचिरहेको?
3: ए के होइन,
2: के लेखकज्यू किताबको कुरा गरेको त्यहीको पात्रमा पुग्यो?
3: होइन होइन, त्यही सन्देशलाई सम्झिरहेको थिएँ। बिचरा हामी आउने बेला जाने भनेर त्यस्तो झगडा गर्दा नि निम्कोली आन्टीले पठाउनु नि भएन। कस्तो नमजा लाग्यो कि मलाई त।
2: त्यही त है, त्यो पछि हामीसँग आउँदा के नै हुन्थ्यो र?
3: बिचरा कहीँ घुम्न जान नि पाएको छैन होला। हामी यहाँ आएको यत्तिका भइसक्यो, कहीँ गएको थाहा पाएको छैन अहिलेसम्म।
2: त्यही त,
3: फेरि उसको आमा बाउलाई पनि केही मतलब छैन भने। बिचरा सन्देश,
2: खुब पिर गरेको छौ त सन्देशको। तिमीलाई पनि अझै छोरा पाउने रहर लागिरहेछ के हो जगत?
7: प्रत्यक्ष वा अप्रत्यक्ष ना सबै गाह्रो, मलाई त घोक्नै मन लागेन। परिणाम र सरिणाम ला।
8: ओए कुसुम, के भयो? केही नि होइन
7: ला, माथि अब मलाई गौरीले।
8: ओए के भयो, केही भएको छैन? केही फुटेको जस्तो आवाज आएको थियो त।
7: छैन, के केही फुटेको छैन।
9: यो टेबलमा भएको फ्रेम खै त
7: कुन यहाँ फ्रेम थियो ए मैले त यादै गरेको थिइनँ
9: निरजले मेरो बर्थडेमा दिएको फ्रेम के ए कहाँ गयो भन्नु छिटो ए छिटो भन्न यार कुसुम
7: किताबले लागेर फुट्यो अनि डस्टबिनमा फाल्दिए
9: बादनी त्यस्तो राम्रो फ्रेम चाहिँ फुटाएर मरिछ
7: नरिसानो जानी जानी होइन के
9: अब फुटी त सक्यो अब रिसाएर के ला चिया खा
7: एकछिन च्यालाओस् ल तातो खानै सक्दिनँ म
9: त्यो च्याप्टर घोकिसकिस्
7: गगना च्याउला के आइछ न बरु एउटा टिकटक बनाऊ
9: अँ घरमा चाहिँ पढ्न जान्छु भने नि यहाँ चाहिँ टिकटक बनाएर बस्ने पढ्दैन खुरुक्क पढ जाचाउनु लागिसक्यो टिकटक
7: ए के हुन के एकचोटि मोबाइल दिए त त्यसको क्यामेरा कस्तो राम्रो छ दिन
9: यो केटी त उता कहाँ क्यामुनि छ निकास पहिला चिया खा सेलाइसक्यो
7: कसको मेसेज आयो फेरि निरजको रहेछ पढ्छु है के लेखेको रहेछ
9: पढ्दैन अहिलेको मेसेज हेर्न हुँदैन भने थाहा छैन मोबाइल देखु
7: हेर मेरो लुगामा झन्डै पोक्ति अब त नपढी छोड्दिन पक्क निरजी लेख्नुहुन्छ मेरी गौरी आज दिउँसो एकछिन निदाएछु
9: मोबाइल दिए भनेको कुसुम
7: सपनामा तिमीलाई आफ्नो श्रीमती र हाम्रा प्यारा प्यारा दुई छोरा छोरी भएको देखे ओहो यस्तो
9: खतरा
7: नखोस्न दिउँसोको सपना साँचो हुन्छ भन्छन् सपना विपना हुने दिन कहिले आउला मेरी माया
9: ए कस्तो रहेछ भने अर्काको मेसेज नआयो भने होइन मैले चाहिँ अहिले नआयो भने चाहिँ
7: कहाँबाट भेट्दैछ अहिले यस्तो नमुना
9: पहिला सिनियर केटाले माया गर्छ जस्तो लागेर ओके भने अहिले त मलाई झगडा थालिसक्यो भने
7: कसले आफूभन्दा सात आठ वर्ष छेटो केटासित लभ गर्नु भन्थ्यो तँलाई
9: त्यही त भने खाली बे गर्ने बच्चा पाउने घर बनाउने कुरा मात्र गर्छ भने दिक्क लाग्दो
7: ब्रेकअप गर्दैन टन्टै साफ
9: म पनि त्यस्तै लागिरहेछ
7: ए साँच्ची तँलाई एउटा कुरा थाहा छ
9: के कुरा
7: हिन्दू बाउजू बच्चा पाउने हुनुहुन्छ नि
9: ए
7: अस्ति घाँस काट्न जाँदा बाउजू भोमिट गरेर ढल्नुभयो म कस्तो आत्तेको दुई जिउ भएको रहेछ दुई महिना भइसक्यो रे
9: ए जियोस् घरमा बच्चा आउने भयो बच्चा भएको घर कस्तो रमाइलो हुन्छ है
7: मलाई नि कस्तो मनपर्छ नि बच्चा मेरो सानो मामाहरू विलासनगर जानु अघि म भाइलाई भेट्न सधैँ मामा घर गइरहन्थे कस्तो पछ्याउँथ्यो मलाई अहिले त ठुलो भइसक्यो होला एसी सकेपछि म त भेट्न जान्छु
9: ए साँच्ची हरिश पनि एसी पछि पढ्नलाई इन्डिया जाने रे है
7: हो र कसले भन्यो तँलाई
9: हरिशले नै भनेको किन तँलाई थाहा छैन र
7: अह मलाई त केही भनेको छैन हरिशले
9: होइन होला
7: कस्तो पत्याउँदिन साँच्ची भने विद्या कसम
9: अनि अरू साथीहरूलाई पनि थाहा छ त त्यो हरिशले सबैलाई भन्यो तर तँलाई चाहिँ किन नभन्यो होला है केही न केही कारण त पक्कै हुनुपर्छ तँलाई त्यस्तो लाग्दैन कुसुम
10: बुबा हजुरलाई रोटी बनाइदिनुपर्छ कि भात भए नि हुन्छ
11: भइगयो आज भातै खाउँला
10: रोटी नै खाने भयो नि बनाउला पिठो सधैँ छ
11: पर्दैन पर्दैन बरु तातो पानी तताएर मलाई राति तातो पानी चाहिन्छ
10: पानी त मैले सुरुमै तताइसकेको छु बुवा ऊ त्यहाँ थर्मसमा राखेको छु है
11: ए आइस तेरो अघिदेखि यो मोबाइलमा ट्याङ ट्याङ्क्र टुङटुङ गरिरहेको छ त
10: खोइ यता दिउँ न मेसेज आउला
11: ला अनि त्यो दाल तरकारीमा पिरो नहाले छ है डक्टरले मलाई चिल्लो पिरो नखानु भनेको छ
10: छैन हालेको
11: यो ग्यास्ट्रिक हो कि के हो जहिले पेट ढुस्स हुन्छ
10: अनि ग्यास्ट्रिक नि किन नहोस् त तपाईँ जहिले खाली पेट हिँड्नुहुन्छ अनि
11: नभ्याएको बेलामा के गर्नु त तेरी आमाको ताल त्यही हो बहिनीहरू पढ्ने मान्छे उनीहरूलाई के भन्नु अनि आफै नजोतिएर हुन्छ त
10: बहिनीहरू त राम्ररी पढिरहन् नि
11: पढकै त होला नि घरमा केही काम गर्दैनन् ए आइस त कति मोबाइल चलाउँछ तरकारी डढे जस्तो छ हेर त
10: ओहो भन्दै डढी भएछ
11: होइन पढ्ने मान्छे यसरी मोबाइलमा झुन्डिएर हुन्छ
10: सधैँ त कसले हेर्छ र बुवा कहिले काहीँ फुर्सद हुँदा त हो
11: ए आइस त अब केटाकेटी छैनछ है सबै कुरा बुझ्ने बेला भयो के गर्नुपर्छ के गर्नु पर्दैन अब थाहा पाउनुपर्छ अनि जाँच कहिले हो नि
10: हुन्छ होला चाँडै नै फीहरू पनि तिर्न बाँकी नै थियो अनि अलिअलि खर्च चाहिएको थियो बुवा।
11: अनि अस्ति तँलाई भर्खर मैले 18,000 दिएको होइन,
10: कोठा भाडा नि दिए अनि यताउता गर्दा सकियो नि।
11: अनि यसरी तैँले खर्च गरिस् भने कसरी पुर्याउने केटा?
10: अस्ति साथीहरूले बर्थडे मनाउनु भने अलिअलि त्यता खर्च भयो।
11: घर व्यवहार कसरी चलिराखेको छ, सकेर गरेको छ कि नसकी गरेको छ थाहा पाउनु पर्दैन?
10: त्यस्तरी नचाहिने नै खर्च त मैले नि गरेको छैन बुवा, अलिअलि क्रिकेटका सामानहरू किनेको थिएँ।
11: अब त्यस्तै त्यस्तैमा खर्च गर्छस् र त जति गरे नि पुग्दैन होइन? त्यो क्रिकेट पनि कति खेल्नु परे हो तँलाई?
10: होइन त्यस्तो धेरै त खेले होइन बुवा, यो विलासनगर युवा क्लबले क्रिकेट आयोजना गरेर रहेछ त्यसमा खेल्ने चान्स पाएर मात्र खेलेको हो।
11: हेर आयुष, त्यस्तो खेलेर हिँड्नुभन्दा बरु त्यो मिठुको छोराले जस्तो जागिर खाएर पढे हुँदैन?
10: जागिर खान यहाँ त्यति सजिलो छ नि तपाईँले भनेको जस्तो।
11: जागिरै खान्छु भनेर हिँड्यो भने नपाउने हुन्छ र? दुनियाँका छोराछोरीले खाइरहेका छन् त
10: बुवा। पनि खाना पाक्यो, अब खाने हो?
11: एकछिनमा खाउँला। हेर आयुष, सधैँ हाम्रो घरमा पनि बस्न भएन है?
10: कमाउला त हो बेला आएपछि, अलिअलि खर्च माग्यो भने दुनियाँ कुरा सुनाउनुहुन्छ। त्यो विवेक दाईले जस्तो खर्च गर्ने भए कस्तो गर्नुहुन्थ्यो होला?
11: त्यस्तासँग आफूलाई दाँजेर हुन्छ? उसको बाउ नै टन्न पैसा कमाउने मान्छे, हामीले उनीहरू जस्तो बेमानी गरेर कमाउन सक्दैनौँ।
10: बेमानी नै किन गर्नु पर्यो र बुवा? साँच्ची यसपालि त्यो हाम्रो घर अगाडिको बाटोको ठेक्का पनि उनीहरूले नै पायो अरे होइन?
11: त्यही त, त्यही बाटोले गर्दा आफूलाई हैरान भएको छ।
10: किन हैरान नि तपाईँलाई चाहिँ?
11: मलाई त्यो बाटोको उपभोक्ता समितिको अध्यक्ष बनाएका छन्।
10: के भयो त, राम्रै त हो नि।
11: के राम्रो हुनु, हुँदैन खाँदो दुःख मात्रै, बेकारमा बसेछु।
10: अनि के भएर?
11: के हुनु नि, त्यही विवेकको बाउले कता कता मिलाएर खरलप्प पैसा खाएछ।
10: त्यति खाएर त पैसा छ नि, तपाईँले टाउको किन दुखाउनु?
11: नदुखाएर भयो, त्यहाँ भ्रष्टाचार हुँदा मेरो नाम जोडिँदैन? अहिलेसम्म इज्जतमा बसेको मान्छे त्यहाँ म मुछिन्छु त?
10: होइन, आफूले गल्ती नगरेपछि किन मुछिनु नि?
11: अध्यक्षको हैसियतले मैले जवाफ दिनु पर्दैन, त्यही भएर नि म यहाँ आएको।
10: ल यहाँ चाहिँ किन नि?
0: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा भविष्यमा कवि बन्न चाहने पात्र को हुन्? यसको सही उत्तर हो कुसुम। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट दीपक परियार, कञ्चनपुरबाट हिना बोहरा, कैलालीबाट देवेन्द्र धामी र बर्दियाबाट शान्ति थारू विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँहरूले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, विलासनगरका आयुष र खुशबू कुन खेल खेल्न मन पराउँछन्? प्रश्न पुनः एक पटक, विलासनगरका आयुष र खुशबू कुन खेल खेल्न मन पराउँछन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 80
2: कति मोबाइल मात्रै हेरिरहेको बिन्ते तैले
3: नगर भर्खरै त यहाँ प्याक बनाएको छु
2: त्यो त पुरै मोबाइल कुमारी भइसक्यो नि यसलाई बरु खाना नदिए हुन्छ तर मोबाइल त हुनै पर्यो होइन
3: सही भनिसे अर्को छु
2: ओहे तिमीहरूले भर्खरै एउटा कुरा नोटिस गर्यो
3: के कुरा
2: हामीलाई के ऊ त्यो केटाहरूले कस्तो हेरिरहेको छन् भने अझ त ऊ त्यो लम्बु छैन त्यो त फर्की फर्की पो हेर्छ हेर त
3: आज बस स्ट्यान्डमा बसेर थ्री स्टारले के प्लान गर्दैछन् भनेर होला नि
2: ए हुन त हेर्दैमा के बिग्रिन्छ र ए हेरौँ न मजाले आफू ठिक हुनुपर्छ केटाहरूले हेर्दा हेर्दै अगाडि आएर फक्लक्कै ढले नि केही फरक पर्दैन
3: त्यस्तो कुरा नगर त रोजिन तल यिनीहरूको चर्ती कला थाहा नै छैन
2: कस्तो चर्ती कला अस्ति ग्राउन्डमा त्यो लम्बुले तिमीहरूको थ्री स्टारमा मेन स्टार चाहिँ को हो भन्दै आएको थियो क्या
3: अनि के भनिस् त ऊ त्यही हो भनेर खुसबुलाई देखाइदिनु पर्थ्यो नि त खुसबुको नाम सुनाइदिएको भए त केटो गायब भइहाल्थ्यो
2: होइन मैले त्यसरी कुरा गरिनँ
3: कसरी गरिस् त
2: मैले त पहिला किन चाहेर भने होइन अन्त के भन्छ मेन स्टारसँग फोटो खिचेर अटोग्राफ लिनु थियो अरे क्या
4: त्यसरी बेकारमा जिस्किनलाई तल अटोग्राफ यही हो भनेर गालामा छाप बस्ने गरिदिनु पर्थ्यो नि
3: टिचर लम्बु देख्दै त हावाले उडाउला जस्तो छ त्यसलाई झाप्पु दिएर के गर्ने
4: केटाहरूले बेहोरा देखायो भने त ठिक पारिहाल्नुपर्छ के एक्सक्युज दियो भने त सोझै मिसयुज गर्न खोज्छन्
2: त्यही त झन् हामी चाहिँ साथी भनेर यसो कुरा गर्यो अर्को दिनदेखि त पुरै प्रपोज गर्न थाल्छन्
3: ला के भयो खुसबु किन झस्के कि त
4: मैले काइदी सरलाई नोट चेक गर्न दिएको लिनै बिर्सेछु तिमीहरू एकछिन बस्दै गर म अफिसबाट सरसँग मागेर ल्याइहाल्छु
2: भोलि ल्याए हुन र
4: सरले पढ्न दिनु भएको छ त बेलुका के पढ्ने त बस्दै गर्न म आइहाल्छु
2: यो खुसबु यस्तै छ पढ्ने कुरा त यसले मरिरहे छोड्दिन
3: लो यो आयुषले फेरि कहिलेबाट कुल्फी बेच्न थालेछ
2: के भन्छ खै कता छ आयुष
3: ऊ त हेर्न कुल्फीमा आयुष कुल्फी सर्भिस लेखा देखिनस्
2: ए म त साँच्चीकै कहाँबाट आएछ भन्थाने
3: साँच्चीकै त के कुल्फी बेच्ला र त्यसले
2: के थाहा जहिले पैसा छैन भन्दै हिँड्छ बेच्न पनि के बेर भएर त्यसले त
3: ल हो धेरै आयुषको कल्पनामा नडुब कुल्फी खान्छिस्
2: अँ खान्न
3: हेलो कुल्फी यता आउनु न खै दुईवटा कुल्फी दिनुहोस् त पैसा लिनु त आयुष कुल्फी त निकै चिसो पो रहेछ त
2: तर उमालेर दिएको भयो नि कुल्फी चाहिँ चिसो भएछ है
3: अनि तेरो आयुषको के छ त खबर अलि सन्चो भयो अहिले
2: मलाई के थाहा त के भएको थियो त्यहाँदेखि त्यसलाई
3: खै के भयो सन्चो छैन भन्ने सुनेको थिएँ तँलाई फोन आएको छैन
2: अँ छैन त चार पाँच दिन अगाडि चाहिँ एकचोटि फोन गरेको थियो तर मैले रिसिभै गरिनँ
3: तँ पनि यस्तै गर्छस् यार बेकारमा बिचारालाई किन तडपाउँछस् भने
2: लौ मैले के तडपाएर त्यसलाई
3: अनि फोन गरे बेलामा रिसिभ गर्नु पर्दैन त तर तैँले विश्वास नगरे नि आयुषले चाहिँ साँच्चै नै तँलाई माया गर्छ होला नत्र किन फोन गर्थ्यो र भन् त
2: खै
3: अनि धेरै मायालाई सम्झेर धेरै यादमा खाना नखाई बौला तालमा बिरामी भए पनि त हुनसक्छ नि अनि कहियो मान्छे आफ्नो प्रेमिकाको यादमा पागल भए देखा छैनस् म तैँले
2: हे वायद कुरा नगर्न
3: हे वायद नभन्न त पनि त उसलाई माया गर्छस् त उसको मनको भावना कहिले बुझ्ने प्रयास गरेछस् तैँले
2: अब रिसाएर बसेका मान्छेसँग के को भावना नि त पनि कस्तो कुरा गर्छस् यार
3: त्यस बेला तँलाई पनि रिस उठाएको थियो त तर अचेल त फेरि आयुष बोल्न आयो हुन्थ्यो कुरा गरे हुन्थ्यो भन्ने लाग्छ त कि लाग्दैन
2: मलाई लाग्छ भनेर सबैलाई लाग्छ त
3: हो बल्ल ठाउँमा आइस तँलाई लाग्छ भने उसलाई नलाग्ने हुन्छ त
2: अब के थाहा त मलाई
3: के थाहा होइन चाँडै नै गएर उसलाई भेट उसले माया नै नगर्ने भए पनि माया गर्दिन भन्ला अथवा जे भन्ला तर एकपटक भेट्दैमा तँलाई के हुन्छ भन् त तैँले भेटिस् भने निको पो भइहाल्छ कि बिचारा
5: हत्तेरिका को साइदुवा होला ढोका छेउमा राखेको घडा पल्टाउने हेर त पानी जम्मै पोखिएर
6: भइगयो नि त आमा छोडिदिन्न अब जानी जानी कसैले पोखेको त होइन होला टक्क लाएर हिँड्ने बेलामा किन कराउनुहुन्छ
5: खाली लोटा गुल्टेको देखिनस् के भनेदेखि हिँड्ने बेलामा खाली लोटालाई लात्ती लागेपछि सायद गतिलो हुन्छ त होइन मैले पूजा आजा गरिसकेर तयार भएर पनि बाहिर आइसकेँ यो रमाले कति बेर लगाएकी हो के भनेदेखि उत्ना पुग्नु छ अबेर भइसक्यो बस छुट्छ कि अहिले छिटो निस्के
6: पैसाको जोगाड गर्दा गर्दै यतिका दिन बिते स्वास्थ्य चौकीका डाक्टरले नानीलाई बेलैमा गतिलो अस्पताल लैजानु भनेको पनि हप्ता दिन भइसक्यो आहा त झन्झन झन्झन बिग्रिँदै गइरहेछ, के पो हुने हो?
5: भइगयो भइगयो, जे हुनु भइसक्यो, हुँदै त मात्र आतेर के हुन्छ र? त्यस कहाँ भाग्यमा जे लेखेर ल्याएछ त्यही हुन्छ। रमा, ए रमा, जाने होइन भने ढिलो भइसक्यो। कस्तो जिद्दी बच्चो होला, के भनेदेखि ढोकाभित्र ढकलेर चुकुल लगाइदियो त बाहिरबाट?
7: मेरो बाबु मानिहाल्छ नि, कस्तो ज्ञानी भएको छ आजकल है।
5: के भनेदेखि चाँडो गर के, उत्सव समान तेरो छोरा, हामीलाई ढिलो भयो।
6: पिट्दैन के, म पिट्दैन, म त तेरो बुवा हुने छोरो हो, त्यत्तिकै पिटोला त म तँलाई चक्कला राइज जाउँ राइज।
7: सन्देश सुन न, बाबाले तिमीलाई माया गर्नुहुन्छ नि, तिमीलाई मनपर्ने मिठो मिठो खानेकुरा किनिदिनुहुन्छ, बाबासँग जाउँ जाउँ, हामीलाई ढिलो भइसक्यो कि, हेर न,
5: हामी घुम्न जान लागेको हो त, बहिनीलाई बिसन्चो भएर अस्पताल जान लागेको हो, के भन्दैछु, जा बाबासँग बस भित्र।
7: यसले त पाइटमै सुसु गरेछ, तिम्रो घरले उदाहरू त पाइटमै सुसु गर्यो, पहिला पहिला पिज्जा पनि कति पटक सुसु गरेको थियो यसले,
6: भनेर पो थपड लगाएको हो त, बिग्रियोस् भनेर हो र, अब यसरी डराउँछ, पाइटमै पिसाब फेर्छ भन्ने के थाहा छ बाबु? सन्देश यहाँ आउँछ,
5: ढिलो भइसक्यो हामीलाई, के भनेदेखि ट्याप्पो पाखुरा समातेर राख्न।
6: छोरो सन्देश, पहिला मेरो कुरा त सुन छोरो। बाबु
8: के भयो, किन रोइरहेछ सन्देश, फेरि पिट्यो कि क्या हो तिमीले? हौ उत्सव
6: हे दाइ, जतिखेर पनि पिट्छु होला त म। रमा र आमा पूर्णिकालाई लिएर विलासनगर आहार अस्पताल जान लागेको, यो पनि जान्छु भनेर हैरान गर्दैछ, अब हेरौँ न यहीँ।
7: बाउले नपिक्ने भएको मान्थ्यो होला नि फुरुक्क, कहिले माया नगर्नु अनि डरले बस्नु मान्दैन, लैजाउँ भने पनि दुई दुईवटा बच्चा बिरामीलाई हेर्नु कि चकचकीलाई हेर्नु,
6: किन चिन्ता मान्छौ, हामी पनि छौँ नि त, छोरीहरू छन्, ललिता छिन्, केटाकेटीहरू मिलेर खेलिहाल्छन् नि, मासु भए तलै बस्ल हामीसँग, अब जहाँ अब हप्ता दस दिनको कुरा त हो।
7: होस् त, यसले मानिरहे पनि छैन, फेरि जबरजस्ती छोरी हेर्दाखेरि यसले केही उपद्रो गर्दैला, अनि उत्सवलाई पनि सनक चढेर हात खुट्टा भाग्दैन बेर लाग्दैन। होस् लैजान्छु।
6: छोरो तिम्रो मात्र होइन मेरो पनि हो रमा, मलाई पनि त थाहा होस् त कसरी हेर्नुपर्छ, अहिले गाडी छुट्ला तिमीहरू गइहाल।
9: यसरी भएन है, हल्ला मात्र गरेर त टुङ्गोमा पुग्न सकिँदैन त।
10: यसो गरौँ, पहिलाको मिटिङमा जे कुरोको सहमति भएको थियो त्यही अनुसार अगाडि बढाउ न, हुन्न?
11: तपाईँहरू दुबैको परिवारमा के कस्ता सल्लाह भए पहिला त्यो चाहिँ सुनाउनुहोस् त।
9: त्यही त, यत्रो दिन भइसक्यो तपाईँहरूले कुनै निर्णय नै लिनु भएन। चेतराज काका के भन्नुहुन्छ तपाईँ?
12: के भनौँ र, छोरीको बाउ परियो, हुन्न भनौँ पनि समस्या, हुन्छ भनौँ पनि समस्या।
10: कस्तो दोधारी कुरा गर्नुभएको काका तपाईँले, अब उनीहरूको मन मिलेर विवाह गर्दा के समस्या हुन्छ र तपाईँलाई?
12: किन हुँदैन, जे भए पनि अन्तर्जातीय विवाह गरेपछि मेरा दाजुभाइ कुलकुल लाइनमा त फरक परिहाल्छ नि।
9: अब अहिले आएर जात हेरेर हुन्छ र काका?
11: त्यही त,
10: अब हामीले दायाँ बायाँ के हेर्दैन काका, कुसुम र हरिशको बिहे भएन भने सोच्नुहोस् त कुसुमको जिन्दगी कस्तो हुन्छ।
9: त्यही पिरले त हो नि, नत्र हामीलाई पनि आफ्नै छोरीको आफ्नै जातमा बिहे गरेर पठाउने इच्छा।
10: त्यसो भए तपाईँहरू कुसुम र हरिशको बिहे गरिदिन तयार हुनुभएको हो?
12: बिहे नगरिदिएर पनि के गर्नु, छोरीलाई सधैँ माइतैमै राख्ने कुरा भएन।
13: किन बुढा, म सधैँ यही घरमा बस्नु हुने, कुसुम नहुने भन्ने छ र?
12: छोरा र छोरी एकै हुन्छ, अर्काको नासोलाई सधैँ आफैसँग राख्छु भनेर संसार चल्छ, कुरा गर्छ।
13: सुन्नु न बुढा,
9: अब फेरि त कराउन नथाल है सौगात,
13: चाहिने कुरा गर्यो भने त तपाईँलाई कराएको भइहाल्छ नि।
9: हेर सौगात,
10: एकछिन एकछिन, तपाईँको कुरा अहिले सुनौला मिस्त्री दिदी, ल भन्नुहोस् त, तपाईँ आफ्नो छोराको बिहे कुसुमसँग गर्न तयार हुनुहुन्छ?
9: मेरो छोराले गर्दै नगरेको गल्तीको सजाय किन भोग्ने, तपाईँहरू नै भन्नुहोस् त, मेरो छोराको कुनै गल्ती नै छैन भने हामीले त्यो कुसुमलाई बुहारी बनाएर भित्राउन पर्छ र?
14: त्यसो नभन्नु न मितिनी आमा, तपाईँ एकजनाले हुन्छ भनिदिँदा सबै कुरा राम्रो हुन्छ।
9: त्यही त, आखिर गल्ती दुवैको हो क्यारे, अब सबैको यही इच्छा हो भने मैले मात्रै हुन्न भनेर के हुन्थ्यो होला?
13: होइन, मैले तपाईँहरूको कुरा बुझिनँ, हामीले यिनीहरूको बिहे गरेर पठाइदिँदैमा सबै समस्या सकिन्छ भन्नु त, दुवैजना नाबालक छन्, के होला यिनीहरूको भविष्य?
14: बिहा नगरी यत्तिकै राख्दा चाहिँ यिनीहरूको भविष्य के होला भनेर सोच्नु न सौगात बाबु। ल, हरिस त केटा मान्छे हो, कुसुम त केटी मान्छे हो नि, एउटा केटासँग रात बिताएर आएकी छु, सोच्नु त एकपटक।
13: के कुरा गर्नुभएको तपाईँहरूले? एउटा गल्तीले जिन्दगी सकिन्छ र?
14: सौगात, तँलाई चुप लाग भने सुन्नस्।
13: ल, हरिस र कुसुम केही दिनसँगै बसेर त्यो भन्दैमा यिनीहरूको बिच केही भयो होला भनेर अनुमान गरेकै भरमा बिहा गराइदिने ठिक हो?
11: हुन पनि हो, यो कुरा चाहिँ सौगात बाबुले ठिकै गर्नुभएको हो है।
14: चिन्दै नचिने केटाकेटी त सँगै बस्यो भने शङ्का गर्ने ठाउँ हुन्छ। हरिस र कुसुम त एकअर्कालाई माया गर्छन्।
11: त्यही त, यत्रो दिनमा यिनीहरू जोइ पो जसरी बसेनन् भनेर कसैले पत्याउँछन्?
13: हेर्नुहोस्, तपाईँहरूले जे भने पनि म यो बिहे गरिदिने पक्षमा छैन।
14: तैँले कस्तो कुरा नबुझे सौगात, हामीले परिस्थिति अनुसार चल्न पर्छ कि पर्दैन? अहिले कुसुमको बिहे गरेर पठाइदिनु जति राम्रो अरू केही हुन्छ?
13: त्यसो होइन आमा।
11: एकछिन, कुरालाई जति लम्बाए उति लम्बिन्छ। हामीले मात्र बिहे गरिदिने कि नगरिदिने भनेर निर्णय गर्नुभन्दा पनि एकपटक हरिस र कुसुमलाई नै सोधौ न, हुन्न?
13: यिनीहरूले बिहे गर्छु भने पनि हामीले उमेर नै नपुगेका मान्छेको बिहे गरिदिने कुरा चाहिँ हुँदैन है।
8: कति कराउँदो रहेछ, जे कुरामा पनि तैँले भने हुनुपर्छ भन्ने हुन्छ। तखुर्का गर्छ, यहाँ बसेर कुरा मात्र भाँड्ने तँ होस्।
13: हेर्नु, यो बिहे म रोकेर छाड्छु, त्यसका लागि पुलिस नै ल्याउनु परे पनि पछि पर्दैन।
14: कस्तो नबुझ्ने मान्छे होला यो सौगात बाबु।
10: छोडिदेऊ त्यो कुरा। ल हरिस, भन तिमी कुसुमसँग बिहे गर्न तयार छौ?
12: छु, मैले त कुसुमलाई मन नै पराएको।
10: अनि कुसुम, तिमी नि भन न भन।
3: भन्नु न नानी, किन चुप लागेको?
15: छैन, तपाईँहरूले जति नै कर गरे पनि म हरिससँग बिहे गर्नको लागि तयार छैन। हरिससँग मात्र होइन, म अहिले कोहीसँग पनि बिहे गर्दिन।
16: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
17: गत हप्ता सोधेको प्रश्न थियो, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्? यसको सही उत्तर हो 5 जना। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट खुमकुमारी घिमिरे, सुर्खेतबाट धनचरा बिक, सिन्धुलीबाट युनिक तामाङ र ओखलडुङ्गाबाट दीपनारायण दाहाल विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ? प्रश्न फेरि एकपटक, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ?
18: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 37
2: खै अलि उता सर त
3: किन
2: म पनि आगो तापौँ भनेर
3: म त छोरीलाई तेल मालिस गर्छु भन्छु कि भनेर सोचेको त
2: तेल मालिस छोरीलाई मात्र होइन सन्देश लगाएर तिमीलाई पनि गरिदिन्थे नि या नगोचट न यी हात दुखिहाल्छ
3: अँ बेकारमा अर्कासँग तातो रिस गर्दा हेर त तिम्रो हात
2: मेरो मुर्की त्यसको नाकको टुप्पोमा पर्या के हुन्थ्यो थाहा पाउँथ्यो त्यसले छलेर मात्र बच्यो
3: अनि हातै चाहिँ किन हाल्नु परेको थियो तिमीलाई
2: त्यसैको बेहोराले
3: अहिलेको केटा चाहिँ कस्तो छ नि
2: हेर्दा त सोझै देखिन्छ त्यो पनि तर अलि अल्छी जस्तो छ
3: जस्तो साउ उस्तै स्टाफ हो कि क्या हो
2: के रे तिमीले मलाई अल्छी भनेको टक्क लगाएर
3: होइन एकदमै जागरिलो छौ नि
2: अनि
3: लौ त बरु पूर्णिमालाई तेल लगाइदेऊ म एकछिन पछाडि तासेक्छु चिसो भएको
4: होइन के कुरा गरे कि यसले के भनेदेखि अब केही नपाएर यसले तेल लगाएर बस्छ नि
2: मैले लगाइदिन हुन्न र भने आमा
4: त पनि जगतको जस्तो कुरा नगर है कहीँ नपाएर केटा मान्छे भएर तेल लगाएर बस्छ मान्छेले देखे भने के भन्छ
2: जे कुरा नि के जगतलाई लगाएर जोड्नु भयो नि अहिले सुन्छ न नि
4: सुने के भयो त नभएको कुरा भने आएन क्या रे कपटीका सन्तानहरू
2: के भन्नुभयो नि फेरि त्यस्तो
4: जे हो त्यही भन्यो नि अब कुन दिनदेखि म हो घरबेटी तिमीहरूले भाडा देऊ भन्न बेर लाउन्न
2: ल किन नि
4: ल्या ससले त टन्न ऋण
3: जगत दाईसँग पैसा सापटी लिएको हो उत्सव तिमीले
4: केही थाहा नभए जस्तो नगर है रमा त पनि के भनेदेखि तेरै लागि लाग्यो अरे ऋण पनि हेलिकप्टर चढेर उसै गइनस् होला त
3: त्यो हेलिकप्टरको पैसा त परेन भनेको होइन उत्सव
4: मैले केही भन्छे भनेर लुकाएको होला तिमीहरूको ऋण म तिर्न सक्दिनँ उत्सवले विदेश गएर तिर्छ कि यहीँ कमाएर तिर्छ यही जानुस्
2: तिरौला त हो
4: नतिरी त धर पनि भएन नि होइन के भनेदेखि कस्तो अल्छी लाग्ने गरी तेल मालिस गरे कि खै यता दे म दल्छु
3: आइज
4: पिउसी आइज
3: साँच्चै कति खर्च भयो उत्सव
2: हिसाब गर्न बाँकी छ साँच्ची मोहन दाई पैसा पठाइदिइहाल्नु पर्ने
4: के मेरो मुख हेरेको नि के भनेदेखि मसँग त आश नगरे हुन्छ
3: आमा त्यसलाई दुख्या जस्तो छ बेसरी मालिस नगरिदिनुहोस् न
4: अलिअलि मराक मुरुक नपारे त मालिस कहाँ हुन्छ त यति नगरे त डरा पनि हुन्न नि केटाकेटी
3: त्यस्तो भन्दैमा दुख्ने गरी मालिस गर्नु पनि त भएन नि आमा डक्टरले धेरै मराक मुरुक नगर्नु भन्नुभएको छ
4: अब बालबच्चा हुर्काएर बुढिए कि मलाई तिमीहरू के भन्नु ल आफै गर जे यसकै गर्ने हो आफै गर ल अलि म त नुहाएँ सुत्न
3: आउ मेरो भन्डु आऊ
4: अचेलका जान्ने सुन्ने
2: हाम्रो आमा पनि
3: मेरो छोरी कति राम्री उच्च के भयो के सोच्नु थाल्यो
2: रन यहाँ त ढाबा पनि चलेन तिम्रो जाहिर पनि गइहाल्यो आमाको कुरा तिमीले सुनिहाल्यो त्यही भएर अब म त ऋण तिर्ने भए पनि विदेश जानु पर्ला जस्तो छ रमा
3: विदेश छोरीलाई देखेकै छौ मलाई पनि देखेकै छौ डक्टरले तिमीलाई सबै भनेकै छन् अनि हामीलाई यस्तो हालतमा छोडेर तिमी फेरि विदेश जान्छौ
5: ए आमा त्यहाँ कहाँडा छ
3: ओहो यादै गरेनछ मैले सौगात त कतिखेर आएछ यहाँ
5: ए अलि अघि आएको
3: केराउ त मजाले सप्रेछन् त ठगुना बा
6: प्रेम कुवारी बहिनी यसपालि त केराउ टिपेर खाइहाल्नु जस्ता भएका छन्
3: हाम्रो त अह यसपालि पनि केराउ खानालाई रहर नै गर्नुपर्ने भएको छ बिउ पुरानो परेछ
6: यसलाई पनि आफ्नै बारी सम्झ हुन्छ नि लिएर जानुहोस् न दुई तिन छाक बरु म पनि टिपेर सघाइदिउला
3: मनकै कुरा भन्नुभयो त ठगुना बा
6: बरु केराउ टिपेर हाल्ने कुरा चाहिँ केही भएन
3: के चाहियो र भन्या पोल्टोतिर हालिहाल्छु नि म
6: त्यही त
5: ठगुना बा अनि भण्डारी काका तपाईँका आफन्ती हुन्
6: आफन्ती भन्दा बढ्ता आर्मीमा हुँदा हामी दुईजना असाध्य मिल्ने साथी
3: मलाई त असाध्यै रमाइलो मान्छे लाग्यो है वा हामीले चाहिँ आफन्तै बनाउनु पर्ला जस्तो छ कि कसो सौगात
5: आफन्त बनाउने के भन्नुभएको आमा मैले त बुझिनँ तपाईँको कुरा लिनु के राख्नु त
3: ए यहाँ ल अनि सौगात
7: भण्डारी काकाको छोरी चाहिँ कस्तो लाग्यो त तँलाई?
8: को
7: खुब मस्की मस्की गफ गरिरहेको थिस् त?
5: ए आशा भन्नुभएको
9: हो? हो त्यो राम्री चिटिक्क परे कि नानी?
5: ठिकै छिन्।
7: त्यही केटीसँग तेरो बिहेको कुरा चलाएका छौ हामीले।
5: के बिहेको कुरा?
9: हे सौगात, अब मेरी असाध्य मिले साथीकी छोरी भर्खरै 70 वर्ष कि भाइ, एकदम स्वभाव कि छ।
7: केटी सज्जन छे भनेर ठगुना बाले कुरा राख्नुभयो? एकपटक हेरौँ, तँलाई पनि देखाऊ भनेर नि।
5: ए गाइने बहानामा मलाई केटी भेटाउनु पो खोज्नु भएको तपाईँहरूले?
9: होइन होइन, प्रेम कुमारीले गाई किन्ने घर र सौगात बाबुलाई कुरा चलाएको केटीको घर सँगसँगै छ, त्यही भएर दुवै काम एकै पटक गरौँ भनेर मैले सल्लाह दिएको।
5: मेरो बिहेको कुरा चलाउनु अघि मसँग एकपटक सल्लाह गर्नुपर्ने होइन र आमा?
9: नरसाउनुहोस् न सौगात बाबु, तपाईँलाई सुहाउँदो केटी छ भनेर मैले कुरा चलाएको हो।
5: तपाईँले कुरा चलाउनु भयो ठिकै छ ठगुल्ला बा, आमाले झुक्याएर केटी देखाउने होइन नि।
9: आमा बुवाले आफ्नो सन्तानको भलाइ नै सोचेका हुन्छन् सौगात बाबु, अब जे हुन भइगयो, तपाईँलाई केटी मन पर्यो कि परेन त्यो चाहिँ भन्नुहोस्।
5: हेर्नुहोस् ठगुल्ला बा, केटी मन पर्नु नपर्नु त्यो टाढाको कुरा हो, तर म उनीसँग बिहे गर्दिन।
7: हामीले बुझ्दा सबै राम्रो छ, केटी पनि राम्री रहेछन्, त एउटाले हुन्छ भनिदिँदा सबै कुरा राम्रो हुन्छ। धेरै जिद्दी नगर्न बाबु।
5: हेर्नु आमा, एक त म अहिले बिहे नै गर्दिनँ, त्यसमाथि त्यो केटी भर्खर 17 वर्ष कि छ, त्योसँग बिहे गर्छु भन्ने त कुरै हुँदैन।
7: ठगुना बा, यसका लागि एउटा बुढी कन्या खोज्नु त, 17 वर्ष कि केटी सानी भइरहेला।
9: बुढी कन्या त होइन, तर मेरो नजरमा 21-22 कि अर्की एउटा नानी पनि छिन्। कुरा चलाऊ त सौगात बाबु।
5: भो ठगुना बा, तपाईँ पनि आमाको कुराको पछि नलाग्नु भए राम्रो।
9: अब सौगात बाबुले बिहे गर्न मन छैन छैन भन्नुहुन्छ, अप्सरासँग त अब बिहेको बारेमा सोच्नु पर्ला भन्ने कुरा गर्नु भएको थियो र त।
10: आज त भान्साभरि पुरै 84 व्यञ्जनै पाकेको जस्तो छ त मम्मी।
4: अब तँलाई फेरि खाइहाल्नुपर्छ है, यसलाई त केही देख्नै नहुने, जे देख्यो पप्प खाइहाल्ने भने।
10: अनि खाने भनेर बनाएको होला त अनि यत्रो बेरी? एउटा मात्रै सेलरोटी खाएको हो के, धेरै नरिसाउनु न मम्मी।
4: ओहो नमस्कार काका।
11: नमस्कार नमस्कार, के छ सन्चै छौ चम्पा देवी?
4: हजुर काका।
11: अनि के छ खुसबु नानी खबर?
10: ठिकै छ काका।
11: ल बाबु यता यता बस।
12: ए ओके, नमस्ते आन्टी।
4: नमस्ते बाबु, बसौ न।
12: म चाहिँ विल्सन, आई मिन नवल सिंह।
10: उहाँलाई त मैले चिनेन नि काका।
11: ए उहाँ चाहिँ आफ्नै मान्छे पर्नुहुन्छ, नवल सिंह अमेरिकामा बस्नुहुन्छ। बाबु यिनी चाहिँ खुसबु, चिन्यो होइन? उहाँ नै हो।
12: हजुर हजुर, बुझेँ हजुर।
11: अनि खुसबु नानीको पढाइ चाहिँ कस्तो चल्दैछ त?
10: राम्रै चल्दैछ काका अहिलेसम्म।
4: ल हजुरहरू कुरा गर्दै गर्नु, चिया बनाएर ल्याउँछु है त म।
11: ए हुन्छ हुन्छ, बस बाबु।
12: ए ओके।
11: फेरि कसले जिस्कायो यो पैसा सकिएको बेलामा? ए खुसबु नानी, यता रिचार्ज कार्ड पाउने पसल कता छ?
10: त्यहाँ त्यो चोकको मोबाइल पसल छ नि, त्यही पाइन्छ, ल्याइदिनु पर्ने हो र काका?
11: पर्दैन पर्दैन, तिमीहरू गफ गर्दै गर, म एकैछिन पुगेर रिचार्ज कार्ड लिएर आइहाल्छु।
10: ए अनि कहिले आउनु भयो अमेरिकाबाट?
12: हजुर ए 1 महिना जति भयो।
10: ए अब एडभान्स कन्ट्रीमा बस्नु भएको रहेछ, नेपाल त के राम्रो लाग्यो होला र है?
12: राम्रै छ नि, जस्तो भए पनि आफू जन्मेको कन्ट्री राम्रै लाग्छ नि। तिमी पनि त भने जस्तै रहेछौ नि त।
10: के भनेको जस्तो भन्नाले?
12: त्यही ब्युटिफुल ब्युटिफुल लुक्स स्मार्ट।
10: ए तपाईँलाई कसैले मेरो बारेमा केही भनेको थियो र?
12: शिवहरि काकाले भन्नुभएको थियो। बरु म चाहिँ कस्तो लाग्यो तिमीलाई?
10: कस्तो लाग्ने हो र, मान्छे हो राम्रै हुनुहुन्छ त।
12: थ्याङ्क यू। त्यसो भए त कुरा फाइनल भन्ठाउँ त?
10: हजुर, के कुरा फाइनल गर्ने हो र?
12: शिवहरि काकाले भनेको कुरा
10: प्रष्ट भन्नु न, मलाई त कसैले केही भनेको छैन त।
12: बिहेको कुरा भएको थियो त।
10: बिहेको कुरा रे, मलाई त केही थाहा छैन त।
12: अबै डिफिकल्ट, बिहेको कुरा गरेको बेहुलीलाई थाहा छैन, यस्तो त अमेरिकामा त हुँदैन त।
10: ए कुरा त्यस्तो भयो
12: के छ तिम्रो विचार के छ? आइम द गाई, मै हो केटा, अमेरिकामा बस्छु, हाम्रो फ्यामिली सबै उतै छ। $5,000-6,000 आई मिन नेपालको 5-6 लाख जति कमाउँछु पनि, गाडी छ, बङ्गला छ, सबै चिज राम्रै छ।
10: ए त्यसो भयो, अनि यो सब मलाई किन भन्दै हुनुहुन्छ तपाईँ? फेरि अमेरिका बस्छु भन्दैमा मैले हुन्छ भन्छु जस्तो लाग्यो तपाईँलाई?
12: नो नो, मैले त्यो भन्न खोजे होइन, इनफ्याक्ट मैले चाहिँ खास
10: हेर्नुहोस्, मैले सुन्न चाहे पनि नचाहे पनि तपाईँले 2-4 गफ दिनुभयो, अब मेरो पनि 1-2 कुरा सुन्नुहुन्छ कि?
12: अफकोर्स अफकोर्स,
10: म मेरो पढाइ सकेर आफ्नै खुट्टामा नउभिएसम्म बिहे गर्दिनँ, र म नेसनल क्रिकेट टिममा सेलेक्ट भएर यही नेपालमै सेवा गर्छु। अब तपाईँले यही बिहेकै कुराको लागि मात्रै आउनुभयो भने कुरा यही सकियो, फेरि अर्कोपल्ट आउने दुःख पनि नगर्नु होला।
12: ओके आई डोन्ट माइन्ड, ओके म जान्छु त्यसो भए, है ल बाई।
8: जाडोमा चिया त अच्छा, खोइ त बाबुहरू गइहाले कि क्या हो?
10: गए हजुरका पाहुना, थाहै नदी बिहेका कुरा गर्न बोलाउनु भएको रहेछ त।
8: ल केटा राम्रै छ नि, के भयो त? जिन्दगीमा एकपटक बिहा गर्नै पर्छ क्यारे, होइन तैँले हुन्न भन्दिस् कि के हो?
10: बढी कुरा गर्न थाले भए घोक्रे ठ्याक लाउँथे म।
8: तँ पनि मान्छे त होइन, घरिघरि यस्तो सबै कुरा मिलेको मान्छे पाउँछस् तैँले? अरू कुरा केही होइन, तेरो बिहे यही केटासँग हुन्छ मैले भन्दा छु।
13: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेतानी बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
14: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा हुर्काउने जिम्मेवारी कसको हो, आमाको, बुबाको कि दुबईको? यसको सही उत्तर हो दुबईको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट सुनिता थापा, बझाङबाट चन्द्रराज जोशी, डोटीबाट टेक बहादुर बोगटी र कञ्चनपुरबाट अञ्जना गैरे विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ? प्रश्न फेरि एकपटक, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ?
15: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 60।
2: छी उत्तम दाई, कस्तो हँसाउनु भयो। कुरा साँच्चीकै हो कि हामीलाई हँसाउनलाई मात्र भन्नुभएको हो?
3: कस्तो नपत्याएको, साँच्चै हो भने नभएको कुरा भन्छु त।
4: उत्तम बाबुको कुरा नपत्याउनु है इन्दु, हँसाउनका लागि जे पनि भन्नुहुन्छ।
3: भरे गएर आफ्नो सासूआमालाई सोध त इन्दु, उत्तम दाईले यसो भन्नुभएको थियो हो कि नै भनेर।
2: अँ त्यही त, उत्तम दाई सानो छँदा तपाईँको माटोको गाग्री फुटाएको रे, उल्टै लडेर आफैले लगाएको धोतीले मुख छोप्यारे, हो आमा भनेर सोध्ने नचाहिने कुरा।
4: इन्दुले त्यसो भनेर सोधी भने त गुरुदेवी काकीले भाटा लिएर लकेटिनु होला।
5: के हो तपाईँहरू त रहरै लाग्ने गरेर हाल्दै हुनुहुन्छ त।
3: ए सौगात, यसो पुरानो कुरा सम्झा नि।
5: ए म त ढिला भयो भनेर त गुर्दै आएको, भर्खर हामी पाँचजना मात्रै जम्मा भएछौँ त।
3: त्यही त भनेको, टाइम भन्दा आधा घन्टा ढिलो भइसक्यो, अझै आइपुग्दैनन् त।
2: मैले त झन् नानीलाई सुताएर आएको छु, छिटो छिटो गरेर जानुपर्ने, घरमा अरू कोही छैन।
5: अनि नानी उठ्यो भने त रोली नि त।
2: त्यही भने यहाँ समय लाग्ला जस्तो छ, म त जाउँ क्यारे।
5: अब आइसकेपछि काम नसकी के जानु हो भाउजू? कुसुम आज घरमै छ, नानीहरू भनेर कुसुमलाई फोन गर्नु न बरु।
2: ए हो त नि, यहाँ फेरि फोनको टावर नै राम्रो आउँदैन।
5: अनि आजको भेलामा वडाध्यक्ष आउने कुरो छ कि छैन दाई?
2: कुसुम
3: छैन छैन, आज हामी मात्रै सल्लाह गरौँ, उहाँसँग पछि छुट्टै बसौँ।
2: नानी उठ्छ कि उता घरमा बस्छ है?
5: अनि बाटो तल साना गाउँसम्म लैजाने कुरो छ कि के छ दाई? म
2: अस्तिको
5: छलफलमा आउन पाइन।
3: कुरो त त्यस्तै छ, आजको छलफलबाट टुङ्गो लगाउन पाए हुने भनेको, खै यस बेलासम्म कोही आइपुग्दैनन्।
4: अरू नआए पनि टोपबहादुर दाई त आइपुग्नु पर्ने हो, बाटो बनाउन सबैभन्दा धेरै तिनै तात्या छन्।
5: म आउँदा तिनी आँगनमा बसेर नुहाउँदै थिए।
3: एकछिन कुरेर सँगै ल्याउनु पर्थ्यो नि, मान्छे कुरिरहेर देखेपछि अलि छिटो गर्थे कि।
5: बोलाइन मैले।
6: एउटा कुरा सोध्छु है सौगात बाबु।
5: के कुरा दुर्गा बाउजू?
6: तपाईँको त्यो टोपबहादुरसँग झगडा परारे हो?
4: झगडा मात्रै हो र, मेरो बुढाले नछुट्याएको भए पिटापिट नै पर्थ्यो नि।
2: हाम्रो सौगात बाबु त्यत्तिकै झगडा गर्दै हिँड्ने मान्छे त होइन है? होइन त्यस्तो के परेर सौगात बाबु?
5: पायो भनेर अर्काको छोरी चेलीलाई जे पायो त्यही भन्न हुन्न के भाउजू? अब मेरै अघि कुसुमलाई तथा नाम भनेपछि म

0: ला सौगात बाबु तपाईँ चुप लाग्नु न।
1: त्यसो भनेर चाहिँ हुँदैन है सौगात। कुसुमको देखासेखी हाम्रा छोराछोरीले गर्यो भने नि बिहा गरेर अर्का घर जानुपर्ने जात, आफ्नो ठाउँमा त बस्नु पर्यो नि, गति छाडेर हुन्छ?
2: ए बाबा, साथी साथी एकछिन सँगै बस्नेमा गति छाड्या हुन्छ र भने?
3: भिए नगरी त्यसरी हिँडेपछि गति छाडाइ नभए के हुन्छ त?
2: तपाईँले त आफै देखा जस्तो कुरा गर्नुभयो त काकी।
1: त्यो हरिशले मेरो छोरालाई खुद बनाएरे, नभएको कुरा गर्यो त त्यसले।
2: हेर्नु, जसले जे भने पनि मेरो बहिनी गलत छैन भन्ने मलाई राम्रोसँग थाहा छ, कुरो बुझ्नुभयो नि?
0: तपाईँले माने पनि नमाने पनि कुसुमले गल्ती चाहिँ गरेकै हो है सौगात बाबु। सारा समाजले गलत माने कुरालाई गलत होइन भन्न मिल्छ? अब अरू कुरा होइन, उसैसँग बिहे गराइदिनु नै बुद्धिमानी देख्छु म त।
4: ला त रोजिना, पछाडिको सबै सिन देखिने गरेर खिच्दे त।
0: के खिच्ने भन्छ बिन्तेले?
4: भिडियो खिच्दैन, टिकटक भिडियो बनाउने हो के? एकछिन ल, म गीत सिलेक्ट गर्छु।
0: ल ल छिटो गर, खुसबु अझै आएन, किन ढिला गरे होला त्यसले?
4: कसै कसैलाई लेख त दिला होली नि, आज त जुत्ती लगाएर त्यसको सेक्रेट पत्ता लगाउनुपर्छ है।
0: ल ल
4: लाला भेट्यो, यसैमा बनाइदियो त, त्यो आउँदा बेर त एउटा बनिहाल्छ नि।
0: ल कहिले, म खिचिदिन्छु।
4: टाइमर लगाइदिए है पहिला।
0: ल ल ल रेडी है त।
4: ल ओके, ल स्टार्ट गर।
5: सुनसानी रातमा यो मेरो आत्मा जसक भिजेको मायालु।
4: ल ल आज मेरो पनि एउटा राम्रो टिकटक बनाइदेऊ त। ए रोजिना,
0: भन किन?
4: आज खुसबुले टिकटक बनाउने रे, घाम कताबाट आएको छ हेर त।
6: कस्तो, किन मैले टिकटक बनाउनै नहुने हो र?
4: भइहाल्छ नि
6: रोजिना, त पनि आइज है,
4: सेल्फीबाट बनाऊ है सबै।
0: ल यसमा चाहिँ एकदम दामी इफेक्ट लगाएर बनाए बिन्ती।

0: ल ल भयो अब मोबाइलले। अनि बिन्ता, आज नयाँ वर्षको अवसरमा के पठाइदिस् त तेरो हिजोलाई?
1: हाँ, केही पठाएको छैन अहिले, बरु एउटा नयाँ क्यान्डिडेटको म्यासेज आएको छ बिहानै।
0: ए हो र, के भनेर पठाए रहेछ त? खै देखा त।
1: अरू के भन्ने हो र, नयाँ वर्षको सुरुवातसँगै हामीले नि हाम्रो मायाको सुरुवात गरौँ न है भनेर पठाएको थियो नि।
0: ए अनि सुरु गरिदिए नि त, के भएर?
1: हाँ, अहिले वेटिङमा छ, हेरौँ पछि कस्तो हुन्छ।
0: यस्तो नामै लुकाएर मेसेज गर्ने, लुकी लुकी फोन गर्नेहरूसँग पनि के माया गर्छौ केटी हो? त्यस्तासँग कसरी घर व्यवहार चल्ला तिमीहरूको?
1: माया भनेको यसको जस्तो हुनुपर्छ, लुकाएर पनि छैन, देखाए पनि छैन, होइन त रोजिना?
0: चुप लाग्। साँच्ची खुसबुलाई केटाले कसरी प्रपोज गरेपछि चाहिँ एक्सेप्ट गर्थ्यो होला है?
1: सुन्न, यही त हुनुहुन्छ नि हाम्रो जेन्टल लेडी।
0: भन् त खुसबु, तर कसरी गरेको मनपर्छ?
2: के भन्छ यसले?
1: यसले एकदम नयाँ स्टाइलले गरेको मनपर्छ होला।
0: चुप लाग्।
2: फर्मासहरू।
0: मेरो मतलब केटाले कसरी प्रपोज गरेपछि चाहिँ मनपर्छ भनेको के?
2: मलाई यो लभ सब म्यासेजको अहिले भालै लाग्दैन, मतलबै छैन।
0: ल थाहा पाइस त बिन्ता, खुसबुलाई यो म्यासेज गरेको मनै पर्दैन रहेछ नि है।
1: ए हो र, ल म एकैछिनमा फ्रेस भएर आइहालेँ है।
0: ल ल जा, अलि छिटै आइज है फेरि।
2: तिमीहरू मोबाइलमा पनि लभ यु भन्ने लभ लेटर पठाउने नगर न, समय आएपछि सबै कुरा आफै भइहाल्छ नि।
0: ऊ समय आए जस्तो छ है अब चाहिँ। खै हेरौँ त कसले पठाएको रहेछ।
2: के हेरौँ हो, त्यही एन्टिसीले पठाएको होला।
1: फेरि के पठायो एन्टिसीले? न्यू इयर गिफ्ट आयो कि क्या हो?
0: खुसबुलाई एन्टिसीले म्यासेज पठाएछ, के लेखा छ सुन्छिस?
1: सुना न के रहेछ।
0: ल सुनै त। तिम्रो पिछा गर्दा गर्दै एक वर्ष बित्यो, अब त नाइ नभन ल, यसै वर्षदेखि हाम्रो गहिरो माया बस्नेछ। नयाँ वर्षको शुभकामनासँगै मुटु भरिको माया छ है खुसबु, लभ यु धेरै।
1: वाह क्या खतरा, मान्नुपर्छ यार यो मान्छेलाई, लास्टै माया गर्ने रहेछ नि।
0: के हो खुसबु, खतरा आयो त?
2: ए जस्तो सुकै आओस्, यो उमेरमा यस्ता कुराहरू आइरहन्छन्, तर म यस्ता कुराको पछि लाग्नेवाला छैन। यो टाइम भनेको करियरमा फोकस हुने टाइम हो, तिमीहरू पनि ख्याल गरे केटी हो, पछि खुसबुले यसो भनेकी थिए भनेर सम्झनु पर्ला।

0: भन्नु पर्दैन त अनि
1: थकाएको सुरमा थाहा नै पाइएन छ
2: भन्दा भन्दै थच्चो बस्दिने आफू अनि
1: अनि के गर्न लागि छौ नि तिमी
2: लगाएको लुगा फुकालेपछि पट्याउने कसैको बानी नै छैन छरेर पत्रको पट्याएर राख्नु लागि
1: ए उसो भए सोध्छु है म त साह्रै थकलाएर छ आज
2: थकाइ त हामीलाई पनि लागेको छ नि उत्सव दिनभरि अफिसमा त्यसमाथि पनि घरमा आएर सबै काम गर्नु छ
1: अब छोरी न हुर्किँदै जाइरहनु हतारबा तिमीलाई के भनौ त म
2: कामको थकाइ र छोरी हुर्किने कुरा कसरी जोडेको के
1: जोडिन्छ नि घर आएपछि छोरीसँग बस्नै पर्यो आमाको गनगन गन्न बन्द गर्नुभयो भने घरको काम गर्नै पर्यो अनि थाकिहाल्छौ नि
2: के गर्ने त हामीसँग अरू उपाय पनि त छैन आमाले छोरी हुर्काइदिनुहुन्छ भन्ने ठानेको
1: त्यही त अब मेरो पनि यता कुखुराको खोर बनाउने काम आधैमा अड्किया छ उता ढाबामा काम गर्ने केटो पनि हप्ता दिन भइसक्यो फर्किया छैन तनावै तनाव छ
2: हामी जस्ताको तनाव त मर्दाको दिनमा मात्र सकिन्छ
1: ए के मरेर सर्नेको कुरा गरे के तिमी पनि अब आमाले सरसहयोग गरिदिएदेखि कति सजिलो हुन्थ्यो गर्नुहुन्न के हाल्नु
2: त्यही त आमाले गर्न सक्ने सहयोग भन्या नि केटाकेटी हेरिदिने र भान्साको काम गर्ने न हो त्यही काम गर्न आमालाई मन पर्दैन अरू काम त उमेर घुँडाको दुखाइले पनि गर्न सक्नुहुन्न नि
1: छोड्दो कि अहिले थाकेको बेलामा यो लुगासुगा पटाउने काम नगर त म भोलि पट्याइदिउँला नि
2: हेर न मुखले चाहिँ ठिक्क पार्छ जहिले गरे पनि आफैले गर्नुपर्छ
1: खै त अरू लुगा चाहिँ तिमी पट्याउ यो तन्ना सन्ना चाहिँ म पट्याइदिउँला नि त खै अहिले त सर त
2: सिङ्गान पुस्ने रुमाल त पट्याएको देखाएको छैन अहिलेसम्म के लुगा पट्याउँछ तिमी
1: कोसिस गर पनि नदिने त तिमी
2: होइन छोड्दो कि
1: उसो भए तिमी पनि छाड्दैन त यो लुगा पट्याउने काम बरु थके लायो भने होइन कि म जिउ मसाज गर्दै टक्क लाएर
2: हुन्छ
1: खै अहिले हो र रमा विदेश बस्दा कति कुरो देखियो कति टक्क लाएर कस्ता कस्ता चिटिक्क परेका बङ्गला कस्ता कस्ता चिल्ला चिल्ला गाडी मान्छेहरू पनि कति धनी
2: अनि
1: हामी यो जुनीमा त्यस्तो धनी हुन सकलमा त कहिले
2: सपना देख्न छोडिदियो कि धरती टेक्ने ज्वरो नहुनेले आकाश सुन्ने सपना नदेखेकै राम्रो
1: रहर त लाग्छ नि रमा टक्क लाएर सपना त देख्न पाइयो नि पुरा होला नहोला त्यो अर्कै कुरा हो कि
2: खोइ छोरो त उच्च छोरीले चेपी जस्तो छ म सिरक मिलाइदिन्छु ल सुत्यो होला भनेको यो केटो त सिरक ओरेर गेम खेलेर पो बसेको रहेछ
1: के रे सुत्न छोडेर यस बेलासम्म गेम खेलेर बसेको छ
2: औ त भने ओ बाबु मोबाइल यता दे त
3: एकछिन खेला त अनि मैले ल ल अब सुते म गुड नाइट
1: होइन यसलाई अब कसरी चाहिँ तल आउने होला रमा भन त
2: म के भनौँ तिमी आफै भन न
1: हेर रमा कि त यसलाई मोहन दाईकोमा राखेर पढाउन पर्यो कि त मामाहरू पठाइदिइहाल्न पर्यो
2: खोइ आफ्नै आँखा अगाडि त यस्तो टाल्छ अरूको भरमा छोड्दा झन् के हुने हो
1: केही न केही त गर्नै पर्यो रमा यो केटोलाई
2: खै के पो गर्ने हो स्कुलमा पनि आमाले गएर के भन्नुभयो कुनी कृष्ण सरले फोन गर्नुभएको थियो
1: मलाई नै फोन आएको थियो स्कुलबाट आमाले सन्देशलाई अर्को स्कुलमा हालिदिन्छु भनेर आउनु भएको रहेछ
2: स्कुल फेरेर मात्रै के हुन्छ र आफ्नै बच्चा यस्तो भएपछि
1: त्यही भएर अरू केही होइन राम कि यसलाई म कुटी कुटी गर्न तलाउँछु कि यसलाई म पाँच वर्ष कसैको मुख समेत देख्न नपाउने ठाउँमा पठाउँछु रातो दिन यसकै मात्र टेन्सन लिएर कति भन्नु सक्दिनँ म
4: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
5: गत हप्ता सोधेको प्रश्न थियो हाल नेपालमा कति तहको सरकार छ यसको सही उत्तर हो 3 तहको सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भोजपुरबाट दुर्गा भट्टराई पराजुली कैलालीबाट टम बहादुर विश्वकर्मा खोटाङबाट रिनुता राई र धादिङबाट संगीता श्रेष्ठ विजेता बन्नुभएको छ प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईँलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो? प्रश्न फेरि एकपटक, तपाईँलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: के गरेको हेर्नु पर्दैन
1: के भो किन के भो
0: त्यहाँनिर छोरी सुतेकी छ कि हेर्दै नहेरी थ्याच्च बस्दा च्यापी भने
1: ए हो र

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 19।
2: शङ्कर भाइ।
3: हजुर।
2: जग्गा तैँले अरू के लिनुहुन्छ सोध। अनि सुन त।
3: हजुर भाइ।
2: अनि तिन नम्बर टेबलमा पनिर रोटी लगिदेऊ ल।
3: हस् भाइ।
4: एक्सक्युज मी।
5: यस
4: सरलाई अरू केही थपौँ?
5: यसो गर न, दुईवटा रोटी अनि हाफ प्लेट राजमा ल्याइदेऊ न है।
3: हस् सर।
2: दाइ खाना कस्तो?
5: एकदम ठिक छ भाइ।
2: अनि कहाँ पुगेर आउनुभयो दाइ?
5: यही माझकोटी एफएमसम्म गएको थिएँ।
2: ए, के थियो र दाइ एफएममा?
5: एउटा इन्टरभ्यूको लागि बोलाएको थिएँ, त्यसैको लागि गएको थिएँ।
2: ए,
5: अनि यसो बाटो पऱ्यो, भाइकोमा खाजा खाएर जाऊँ न त भनेर पसेको नि।
2: त्यही त, आउनु त पऱ्यो नि दाइ।
3: लिनु सर।
2: जग्गा दाइ चिया पनि ल्याउँ है।
5: चिया हुन्छ।
2: टङ्ग भाइ।
3: हजुर दाइ।
2: दुईवटा मसला चिया ल्याऊ है।
3: हस् दाइ।
5: अनि उत्सव भाइ, ढाबा त राम्रै चलिरहेछ नि?
2: ठिकै चलाएछ भन्नु पऱ्यो दाइ।
5: यतिका अफिसहरू छन्, यसो डेलिभरीको पनि व्यवस्था गर न, राम्रो हुन्छ नि।
2: अँ, त्यसो पनि गर्न थालेको छु दाइ अहिले।
5: ए हो र, ल गज भाइ।
2: उहाँ इन्डियामा ढाबामा काम गर्दैन नि दाइ, धेरै ग्राहक त मैले आफैले तानेको थिएँ कि।
5: जे होस्, आइडिया छ भाइलाई चलाउने होइन?
2: अँ, अलिअलि। अब उता काम गर्दा नि टक्क लाएर कति कस्टमर त मेरा गफै सुनेर मन्त्र मुग्ध हुन्थे। साउजीले त्यही भएर मलाई कम्ता माया गर्थे
5: है।
2: हो नि।
5: अँ, गाह्रो छ भाइले पनि।
2: हो नि दाइ।
3: यी सर लिनु चिया।
5: गज यहाँ राख ल।
3: हस् दाइ।
2: टङ्ग भाइ।
3: हजुर दाइ।
2: यताउता सबै हेर ल।
3: हस् दाइ।
2: एकछिन आइहाल्छु।
3: हस् दाइ।
5: जे होस्, अब त यहीँ व्यवसाय सुरु गरियो नि त, परिवार पनि सँगै हुने भयो।
2: त्यही सोचेर पनि हो दाइ, बाहिर बाहिर हुँदा छोराछोरीले पनि को जस्तो गर्ने रहेछन्।
5: त्यो चाहिँ हो है। अब यसपालि चाहिँ तिमीले चिन्ता लिनु परेन, सँगै हुन पाइयो।
2: त्यो त हो जग्गा दाइ, त्यसैले नि त खुसी लागेर मलाई।
5: अरे खुसी त हुनु परिहाल्यो नि, अब दुई सन्तानको बाउ हुँदैछौ।
2: हो नि दाइ, अझ यसपालि त छोरी भइदियो भने गजब हुने थियो।
5: किन र उत्सव भाइ?
2: छोरीले बढी माया गर्छिन् कि भनेर नि।
5: उत्सव भाइ पनि
2: भन्न त मनकै कुरा भनेको हो कि जग्गा दाइ, अब छोरा नै भएछ भने पनि केही फरक पर्दैन मलाई त टक्क लाएर।
5: एउटा कुरा चाहिँ है उत्सव भाइ।
2: हजुर।
5: खुसीसँगै जिम्मेवारी पनि बढ्दैछ नि।
2: अहिले त के बढेछ भन्नु जग्गा दाइ, पाए पैसा नै बढ्ला कि।
5: के कुरा गर्छ उत्सव भाइ, गर्भवती अवस्थामा तिम्रो त झन् धेरै जिम्मेवारी हुन्छ नि।
2: अब त्यस्तो के नै हुन्छ र जग्गा दाइ पनि, अब मैले नै बोक्दिन्छु भन्दा नमिल्ने।
5: ल, बोक्ने मात्रै कुरो होइन नि भाइ, यस्तो अवस्थामा त समय दिने, रमाजीलाई खुसी राख्ने, समयमा चेक जाँच गराउने।
2: जग्गा दाइ पनि रमा पोल्चेट आमामा नाटे हो र, उनलाई थाहा छँदैछ नि के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर।
5: त्यस्तो कुरा गरेर चाहिँ पन्छी नै मिल्दैन है उत्सव भाइ।
2: पन्छी दाइ, तपाईँ जे भन्नु, यस्ता कुराहरूमा त्यति धेरै चासो रहेको चाहिँ ठिक हो जस्तो लाग्दैन है मलाई।
6: प्रेम कुमारी, बाढीमा एक्लै के ढुनु मुनु हो?
7: ए गुरुदेवी दिदी, केराउ छरौ भनेर लाग्या।
6: फलाउन त जे पनि जाने है तिमीले।
7: खै यसपालि बिउ राम्रो छैन, दुःख मात्र हुने हो कि दिदी?
6: खोइ खोइ हेरौ त बिउ।
7: यी हेर्नु त।
6: ए हाइब्रिड बिउ भए राम्रो हुन्थ्यो।
7: अँ भने घरका लोग्ने मान्छेहरूलाई ल्याइदेऊ भने त हो नि, छोराले बिर्सिए भन्यो बसै भोलि भोलि भन्ने, झोक चलेर जे छ त्यही छरिदिन लाग्यो।
6: मैले नि बिहान भर्खर छर्या, अलिकति बिउ बचिया छ ल्याइदेऊ त। हुन त त्यो मैले माथि बारीमा छर्छु भनिकन राख्या हो।
7: भो भो पर्दैन दिदी, कम्मर दुखेर मर्नु भएको छ।
6: प्रेम कुमारी, दुख्ने कुरा त तिमी नगर, मेरो नदुखेको ठाउँै छैन। अब यता छुयो यतै दुख्छ, उता छुयो उतै दुख्छ।
7: घुँडा दुखेको भनेको ठिक भयो त दिदी?
6: ओहो, कहाँ ठिक हुनु नि प्रेम कुमारी, कान्लो उक्लिन र ओर्लिन सक्दिन, थलै पर्छु, फेरि घरको कामले एकछिन फुर्सद भापो। अब हेर न, बुहारीले कसैले नपाएको बच्चा पाउन लागेकी छे।
7: ए इन्दुलाई फेरि सन्चो भएन कि के हो गुरुदेवी दिदी?
6: अब दुई जिउ भएको बेलामा पहिला जस्तो छरी त्यो ज्यान त कहाँ हुन्छ र, तिमी आफै भन त। अलिअलि बिसन्चो हुनु त कुन चाहिँ ठुलो कुरो हो र?
7: त्यो त हो,
6: हाम्रीले त कसैले नबोकेको पेट बोकेको जस्तै कहिले के लिए भनेकी छे, कहिले के भो भनेकी छे। घरको काम गर्ने बुढी म छँदैछु क्या अरे।
7: साँच्चैकै सन्चो नभएर होला, नत्र सकेको काम त गरेकै हुन्छन्।
6: के गर्थे र, वरको सिंहको पर पनि सार्दिन। हाम्रो पालामा बिसन्चो भयो भनेर बस्न पाइन्थ्यो र प्रेम कुमारी, तिमी आफै भन त।
7: त्यो त हो दिदी, मिराको पाला घाँस बोकेर ल्याउँदा बाटैमा ढल्या छु म। केटाकेटी मान्छे त्यत्रो भारी बोकेर धन्न।
6: अब हाम्रा पालामा सासूले बसेर कहाँ खान दिन्थे तिमी भन त। अहिलेका बुहारीहरूलाई त हाई सन्चो छ, सुती सुती खाएका छन्।
7: बुहारी न छोरी, हाम्रा पालामा भन्दा धेरै सुख छ अहिले। अब हाम्री कुसुमलाई नै हेर्नु न, मेरो कम्मर दुख्या छ, केराउ छर्न सघाइदिएन कान्छी भने साथीका घर जान्छु भनेर हिँडे। आ, हामी कहाँ पाउँथ्यौँ यसरी हिँड्न।
6: हेर प्रेम कुमारी, काली गरेर भए पनि छोरीलाई चाहिँ घर धन्दा चाहिँ सिकौ है। अब फेरि पछि आफैलाई गाल पर्छ, माइती मामाले केही सिकाइन छे भन्छन्।
7: गालीका कुरा गर्नुहुन्छ, यसो केही भन्नुहुन्न, उसैका घुर्की ठुलो हुन्छ। कुसुमको उमेरमा मैले त घर सम्हालिसकेका थिएँ, ऊ अझै बच्ची बन्छे।
6: ए प्रेम कुमारी, राम्रो घर पाए छोरीको बिहे गर्थे भन्ने सुनेको थिएँ नि मैले, साँच्चै हो र?
7: गर्ने त भन्या हो नि दिदी, चित्त बुझ्दो कुरो कतैबाट आया छैन।
6: चिन्जानको एउटा केटाको कुरा त आया छ।
7: कहाँबाट आया हो कुरो?
6: मेरो छोरीको गाउँको केटो हो, उसैको छिमेकी रे। केटो उम्काउनै नहुने छ अरे है।
7: ए हो र, केटोले काम चाहिँ के गर्छ अरे?
6: गाउँकै ओडाका अफिसमा भर्खर भर्खर जागिर खान थाल्या छ अरे। सज्जन न सज्जन, मान्छे पनि उत्ति नै राम्रो छ अरे उम्काउनुहुन्न है।
7: हो र, के गर्नु, बेलैमै आफैले दिन पाए ढुक्क हुन्थ्यो नि। मिरा जसरी हिँडिदिने हो कि भनेर डर लागिरहन्छ।
6: ओहो, मिरा जसरी गाउँ छोडेर हिँडी भन् त, तिमीलाई त गाउँमा बसी टिक्न दिँदैनन् है, बुझिराख।
7: त्यही भएर बेलामै अन्मै हालौँ भने मैले, कुसुमका बाउ सुन्दैनन्।
6: लोग्ने मान्छेका भरा परेर नि व्यवहार चल्छ र, आफैले आँट्नुपर्छ। नेत्रेका बाउ सानैमा बिते, मैले आँट नगर्या भए।
7: अब छोरीको बिहा गर्ने जस्तो कुरो मैले मात्र भनेर त के हुन्थ्यो र? पहिले घर सल्लाह गरौँ अनि।
6: त्यो त गर्नु, एकछिन पखै ल हेर त, यो फोटोमा कति हँसिलो छ केटो, भर्खर भरफरौँ त 22 वर्ष पुग्यो रे।
7: खै खै, ओहो राम्रो रहेछ त। दिदी बहिनी चाहिँ कति छन् केटाको?
6: एउटी दिदी छ रे, त्यो पनि बुढासँगै उतै इन्डियातिरै बस्छ रे। नन्द आमाजुको गुवार्तन सहनु नपर्नु पनि भाग्यकै कुरो है प्रेम कुमारी, बुझिराख।
7: त्यो त हो नि गुरुदेवी दिदी, नन्द आमाजुको खटन पटन भोग्न कति गाह्रो हुन्छ भन्ने कुरा मलाई जति कसलाई थाहा होला।
6: त्यही भएर भन्दैछु प्रेम कुमारी, यो केटोलाई उम्काउनु हुँदैन है भनेर। यस्तो राम्रो घरबाट फेरि फेरि कुरा आउला नआउला विचार गर्दै प्रेम कुमारी।
7: त्यही त, म घर सल्लाह गरेर तपाईँलाई छिट्टै खबर गर्छु। केटो चाहिँ मलाई साह्रै मन पर्यो है गुरुदेवी दिदी।
8: ल किसन, आज चाहिँ जिन्दगीमा पहिलोचोटि घुँगी चाख्न पाइने हो यो।
9: हो नि, खाना खा, यो औषधि हुन्छ क्या।
8: खै त, कुनै त आउँदै आउँदैन त यार।
9: ए यताबाट तान्नु पर्छ। ए अब तान त।
8: आयो आयो आयो, कस्तो अर्कै टेस्ट है।
9: यो खान जान्नुपर्छ क्या, क्या मजा आउँछ यार।
8: कस्तो घोङी खान लाग्यो होला, म्यासेज आउँछ। मलाई यो थारू भाषा कस्तो मनपर्छ यार, आफूले जान्दैन के भने।
9: अब प्रयास गरेपछि जानिहालिन्छ नि। अझ खान्छस् घोङी?
8: पुग्यो यार, बरु एउटा फोटो हान्दैन घोङी खान लागेको।
9: हो र, लेन त मोबाइल।
8: इला दामी है, यो धान राख्ने डेरी पनि आउँछ है, दामी खिच ल।
9: ह्या कस्तो कुकुरुक्क परेको, अलि सिधा बस् न, खानला जस्तो गर त। ल
8: ल ल ल ल, हान ल
9: ल है, ल भयो ल।
8: अब यताबाट पनि हान त फेरि।
9: ल ल, यी मुनु शर्मा भन्नेको म्यासेज आयो त, कता हो कालु नबोल्ने रे। के हो यार यस्तो?
8: हे त्यो म्यासेज नहेर त, फोटो खिच फटाफट।
9: मैले हेर्दिनँ के, आफै देखिएको छ। यी फेरि आयो, किन नबोलेको रे?
8: तपाईँ यार खैले तैँले एउटा फोटो खिच्न दिएको, खालि म्यासेज हेरेको छ, हाँसेको छ
9: के हो यार? त भित्रभित्रै ठाउँमै पुगिसकेको रहेछ त।
8: अलिअलि त भइहाल्छ नि यार, तैँले थाहा भइहालिस् होइन? अब अरूसँग चाहिँ कुरा नगरेस् है।
9: ल ल, को हो को हो भन्न?
8: को हो को? मैले पनि फेसबुकबाटै चिनेको, देखा भेट त भएन अहिलेसम्म।
9: ए खतरा रहेछ त यार, भेटै नभएन पुरै डिप है।
8: त्यस्तै त्यस्तै। ओए ल मलाई भन् त, थारू भाषाबाट म तिमीलाई माया गर्छु लाई के भन्छन्?
9: ए म्यासेज पठाउनलाई
8: भन्न।
9: ल लेख, मै तुही मैया कर्ठु।
8: के रे के रे? अलि बिस्तारै भन्न। मे टुहे अरू के भनिस्?
9: मै तुहिन मैया कर्ठु भयो।
8: भयो भयो।
9: ऊ फेरि म्यासेज आयो, के रिप्लाई आयो भन् त?
8: के भनेको यस्तो केही बुझिन रे। म तिमीलाई माया गर्छु भनेको थारू भाषामा।
9: ऊ फेरि आयो, के आयो के के?
8: अब मैले के लेख्ने त रे?
9: लभ यु टु लेख्न लगा न।
8: तिमीले अब लभ यु टु लेख न।
9: तैँले मलाई झुट नबोली भन् त, तैँले यो मुनालाई साँच्चै लभ गरेको कि राम्री देखेर घुमाउन मात्रै खोजेको?
1: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, स्कुलमा आफ्ना परिवारको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन्? यसको सही उत्तर हो सन्देश। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रोल्पाबाट प्रकाश महरा, सिन्धुलीबाट निर्मला योञ्जन, दाङबाट रोशन यादव र अछामबाट उषा ढुङ्गाना विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, उत्सवले सुरु गरेको व्यापार के हो? प्रश्न फेरि एकपटक, उत्सवले सुरु गरेको व्यापार के हो?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 3604 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 3210 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 64
2: लौ नानी हैन के गरेको छ सन्देश तैले यो
3: मोबाइललाई नि मैले
2: त्यही मोबाइललाई
4: के भयो आमा किन चिच्याउनु भएको
2: तेरो छोराको उपद्रवले हद पार गरिसक्यो उत्सव
4: के गर्यो भन्नुहोस् त
2: हेर्न त्यहाँ आफै
4: टक्क लाएर चिया पकाइरहेको छ त केटोले गरी खाने पारा ल्यायो अब
2: गरी खान्छ तेरो छोरोले खुब गरी खान्छ
4: किन र दुध र पत्तीमा नुन हालेर पकाइदियो कि क्या हो केटोले
2: चियाभित्र के छ राम्रोसँग हेर्न अनि थाहा पाउँछस्
4: होइन के गरेको केटा तैँले यो चियामा मोबाइल हालेर
3: आमाको मोबाइल हो के बाबा
4: यसरी चियामा मोबाइल उमालेपछि काम लाग्छ त्यो तेरो दिमाग त ठिक छ नि
2: दिमाग भए यस्तै उपद्रव गर्थ्यो
3: जुटुमा टेरेको कोपमा मोमाल पकाएको अनि मैले पनि पकाएको
4: यहाँ आइज त टाँका
3: नै कि तोपिलो मैले फेरि पिट्नुहुन्छ
4: अनि यस्ता यस्ता हरकत गरेपछि तँलाई नपिटेर के कन्द कुटी हालेर माझकोट बजार जुलाउँ त म तँलाई
2: होइन दिमाग पनि के भएको यसको के भनेदेखि कहिले घडी फुटा छ कहिले रेडियो फुटा छ रेडियो त दुई तिनवटै बिगारिसक्यो यसले
4: खै के हो के हो होइन कसरी चाहिँ यस्तो जन्मियो यो कुपात्र
2: बाउको बैगुन जम्मै सरेको हो कि के हो तेरो पनि चकचक त कम थिएन के अरे गुरेली लिएर गाउँतिर निस्किस् भने एउटा न एउटाको अवगाह लिएर आउँथिस्
4: अनि बाघको पिटाइ पनि त कमता थिएन
2: के भनेदेखि त्यति नगरेको भए सुध्रिँदो होस् र
4: थप्पड त यस्तै पनि पाकको उपाय छ होइन किन फेरि यो झन्झन झन्झन उग्र हुँदैछ त
2: भकुरै थोरै भा होला ऊ देखिस् हामी उसकै कुरा गर्दैछौँ एकैछिन के रोकिया थियो ऊ अब त्यही उसिनिया मोबाइलको बोक्रा छोडाउन थाल्यो
4: एकछिन अडिन सक्दैन चुर्न परेछ कुकुर खै आमै ऊ त्यो नाम्लो दिनुहोस् त खाँबोमा बाँधेर लडाउँछ आज यसलाई म
2: इला यो नाम्लो लि अनि मजाले हान के पिटिसकेपछि जुनीभर याद होस् अनि त इखले पनि सुध्रिन्छ तैँले टोइलेट थुनिस् छिस्किनी उखिलेर भाग्यो के भनेदेखि गाला यसो प्याट पार्छ पिन्चे मात्रै हुन्छ बानी त जस्ताको तस्तै
4: झन्झन झन्झन उग्र भएको भाइ कसैको कुरा नसुन्ने जिद्दी मात्रै गर्ने घरि यता फुत्त घरि उता फुत्त कति चाहिँ गर्न सकेको हो तैँले तँलाई कुकुर यता आइज
3: नाइ बाबु मलाई नबाँध्नु न
2: अलि चरप्प कसेर बाँधेस् अलि मुखा पनि टेप लगाइदिए बोले
4: केही केही स्वभाव त हजुरआमाको जस्तै पनि रहेछ
2: नकार पनि मायाले फुलफुलेर यस्तो भएको यो मैले मात्रै हुर्काउने भइदिए ठट्टाएर ठेगान लाउँथे
4: आँखाबाट आँचो जार्ने बानी गएर झन् भन्न झन् बिग्रे अब यसरी हात खुट्टा बाँधेपछि चेथोस् नि केटा पहन
2: के भन्नु अझ रुन्छ हेर हेर त्यो मोबाइलको गति उसिनेको घुइँमा पिडालु जस्तो बनाइदियो
4: रोएर मेरो मन पग्लेला भन्ने नठान केटा तैँले गल्ती गर्न नि नछोड्ने रोएर जित्न खोज्ने
2: त्यति बोल्यो मोबाइल बाहिरको खोल समेत उम्लेको दुधले सुन्केर बाख्राको काम जस्तो भएछ कुहिनेबाट किन भाँचिएनन्
4: खै खै आमै यता आउनुहोस् त त्यही भरेको खामामा बाँधेर दिनभर लगाउँछु आज यसलाई म
2: घाउ चोट नलागोस् हात खुट्टा नभाँच्यो तर जिन्दगीभर याद रहोस् त्यति त गर्दै बस्यो यसलाई
4: लौका अब दिनभर यही भरेको खामासम्म त रुँदै भयो खाना पानी टोइलेट केही नपाएपछि यता होला नि तेरो होइन
2: डोरी चुटेर भर्याङबाट खसेको बाजे

0: रोक रोक रोक छि झन्नै लडाइदेन।
1: मैले हो त बाटो नै हेर्नु न कस्तो खल्ड्याङ खुल्डुङ छ।
0: आफूलाई राम्रोसँग चलाउन आउँदैन अनि बाटोलाई दोष दिँदो रहेछ।
1: चलाउन त राम्रोसँग चलाएको हो नि, भन्ने बित्तिकै ब्रेक नै लागेन, अब म के गर्नु?
0: अब फेरि ब्रेकलाई दोष देऊ।
1: अब राम्रोसँग चलाउँछु, आउनु बस्नु।
0: भो घ्याच घ्याच ब्रेक लगाएको लगाइ गरेछ, कहाँ लगाएर खाल्डो भर्ने हो? होस् बरु म त हिँडेरै जान्छु।
1: ए दिदी पनि बस्नु क्या, केही हुन्न,
0: बिस्तारै चलाउ है त।
1: हस्
0: के भयो फेरि?
1: खोइ बाइक नै स्टार्ट भएन भने।
0: थोत्रो न थोत्रो बाइक बोकेर हिँडेछ, यस्तै हुन्छ। भो म हिँडेरै जान्छु बरु।
1: एकछिन क्या दिदी, पर्खन्न म बनाइहाल्छु प्लिज क्या।
0: होस् छोडिदेऊ, सधैँ हिँडेर ओहोरदोहोर गरेर ठाउँ त हो, एकैछिनमा पुगिहाल्छु नि।
1: तपाईँ कस्तो क्या दिदी, झनाको चाहिँ चट्ट बाइक चढेर कुसुमको घर अगाडिबाट सर जाउला भनेर हेर्नु नयाँ जुत्तासम्म लाएर आएछु।
0: ए कुरा त्यस्तो पो हो, यस्तो धुलो बाटोमा जति नै नयाँ जुत्ता लाए पनि के, ऊ कालो जुत्ता सेतै भइसक्यो।
1: बाटो नै खत्तम छ, हिरो जस्तै चट्ट पर हिँड्ने वातावरणै छैन भने।
0: त्यही भने घरबाट जति नै हिरो बनेर निस्किए पनि एकैछिनमा जिरो भइसक्छ हाम्रो हरि।
1: दिदी जिरो त नभन्नु न। एकछिन है दिदी, झन् तपाईँलाई घर पुर्याइदिन्छु भनेर सन्तोषलाई बल्ल बल्ल फकाएर बाइक मागिरहेको छु, बरु बिस्तारै चलाउँछु क्या।
0: मलाई पुर्याइदिन अरे, आफूलाई सिक्न पर्या छ अनि।
1: सिक्न भन्दा पनि आज त कुसुमलाई देखाउँछु भनेर हो के?
0: किन अनि?
1: हेर्नु न, आजभोलि कुसुमले मलाई पहिलाको जस्तो बाल्नै दिन्न भने दिदी। केटीहरूलाई बाइक चढ्ने केटा मनपर्ने भन्छन्, मैले पनि स्वयं बाइक हुर्काएर हिँडेपछि कुसुमले कसो भाउन दिली त।
0: अरे त्यही भएर पो घरमा बाइक किनिदिनु भनेर झगडा गरिरहे।
1: कसले भन्यो नि तपाईँलाई?
0: मितिनी आमाले हरिशले मोटरसाइकल किन्दे कि किन्दे भनेर धुरुक्कै पारिसक्यो भनेर भन्दै हुनुहुन्थ्यो।
1: अनि किनिदिने कि नकिनिदिने रे दिदी, केही भन्नुभयो तपाईँलाई आमाले?
0: मैले भने मानेर त्यो कुसुम भनाउदीलाई वास्ता गर्न छोडे किनिदिन्छु नत्र लागिरहेछ भन्दै हुनुहुन्थ्यो।
1: पनि केही नबुझ्ने क्या, आफूलाई बाइक नै कुसुमको लागि चाहिएको।
0: अब अहिले आएर तिमीले कुसुमलाई लोभ्याउन तस्खरी गर्नुपर्छ त भने।
1: कुसुम मसँग टाढा टाढा भइरहेको छ अनि परेन त, के थाहा यही रिसाइरहेको बेलामा अर्कैले उडाइदियो भने।
0: उडाउँदैन हो उडाउँदैन, कुसुम तिमीबाट टाढा होली भनेर पिरै नगरे हुन्छ है।
1: खै आजकल कुसुम मसँग राम्रोसँग गफ त गर्दिन, त्यसमाथि आमाले पनि सौगात दाईसँग झगडा गर्नुभयो।
0: सौगात बाबुसँग झगडा गर्नुमा मितिनी आमाको केही पनि गल्ती छैन है हरिश, घरमा बसिरहेको मान्छेसँग न्यु खोज्न आएपछि को चुप लाएर बस्छ त।
1: उसको दाईलाई जे पाए त्यही भनौँ भनेर कुसुम मसँग रिसाइरहेछ।
0: कतिन्जेल रिसाउली र, सारा समाजका अघि तिमीसँग नाम जोडिसक्यो, अब त कुसुमले चाहे पनि उसलाई यो समाजले तिमीबाट टाढा हुन दिँदैन बुझ्यौ।
1: अनि उसलाई नै अरू केटा मन पर्यो भने?
0: अर्काको जुठो कसलाई मनपर्छ, केटासँग कोठामा एक्लै बसिसक्यो केटीलाई कसले आफ्नो बनाउँछ भन त।
1: एउटा कुरा सोध्छु है दिदी,
0: के
1: तपाईँलाई त्यस दिन कुसुम र मेरो बिच केही भएको छैन भन्ने थाहा हुँदा हुँदै पनि किन मलाई झुट बोल्न लगाउनु भयो?
0: सानो सोले बोल न, मैले भने त तिमीलाई पछि भन्छु भनेर।
1: जहिले पछि भन्छु भनेर टार्नुहुन्छ, अहिले नै भन्नु न के।
0: कसैलाई नभन है त।
1: हस्
0: तिमीले कसैलाई भनेको थाहा पाएँ भने नि म तिमीसँग कहिले बोल्दिन नि फेरि।
1: कसम कसैलाई भन्दिनँ के।
0: हेर मैले यो सब कुसुम र तिमीलाई मिलाउनका लागि गरे हो, नितिनी आमा पनि आफ्नै जातको बुहारी भित्राउँछु भन्नुहुन्छ, कुसुमको परिवार पनि त्यस्तै छ। चुपो लागेर बस्यो भने तिमीहरूको बिहा हुन्छ जस्तो लागेको छ तिमीलाई?
1: अह त्यो त लाग्दैन दिदी।
0: हेर हरिश, मैले एकदम सोचेर नै होलीको दिनमा तिमी र कुसुमलाई बोलाएर आफू घर पछाडि लुकेर बस्या हो, तर यो कुरा तिमी र म बिच मात्रै रहोस् नि, कुसुमलाई पनि थाहा नदिनु है।
2: अरे आयुष, तिमीलाई कति खोजे क्यान्टिनमा आएर बसेर रहेछ।
3: ए खुसबु हेर न कस्तो भोक लाग्यो त्यही भएर।
2: ए अनि खाजा खाना बस्दा पनि पुरा मोबाइलमा गेम खेल्ने?
3: नास्ता नआइन्जेल यसो टाइम पास गरे नि, बरु बस न।
2: हुन्छ, अनि अहिले क्लास छैन र तिम्रो?
3: छैन, श्याम सरको हो, आज आउनु भएको छैन रे।
2: ए ए ए श्याम सरले हिजै हामीलाई पनि भोलि आउँदैन भन्दै हुनुहुन्थ्यो।
3: ए हामीलाई त के भन्नु भएन त फेरि, अनि तिम्रो पनि खाली पिरियड हो अहिले?
2: ए होइन होइन, हाम्रो त काइदे सरको पिरियड हो, सर कक्षामा आउनु भएको थियो, फेरि चिफ सरले बोलाउनु भएर अफिसमा जानुभएको छ।
3: भनेपछि आज पनि सरहरूको मिटिङ रहेछ क्या हो?
2: मिटिङ है त होइन होला, अरू केही काम परेर बोलाउनु भयो होला चिफ सरले।
3: ए अनि केही कामले खोजेको थियो कि मलाई खुसबु?
2: अँ, तिमीलाई दिपु गुरुले भेट्नु भयो कि भएन भनेर।
3: मलाई त भेट्नु भएको छैन त, किन त्यस्तो भेट्ने कुरा थियो र?
2: तिमीलाई एउटा कुराको नोटिस आउनु पर्ने हो, सायद गुरुले फोन गर्नुहुन्छ होला एकछिनमा।
3: के कुराको नोटिस हो र? तिमीलाई थाहा छ भने भन न, नोटिस भनेपछि त कस्तो खुल्दुली खुल्दुली हुन्छ मलाई त।
2: गुरुले भन्नुभएको हामीलाई फेरि अर्को अवसर आइरहेको छ रे।
3: के अवसर?
2: त्यो अलि पहिला हुने भनेको हाम्रो सेलेक्सन गेम थियो नि प्रदेशवाला,
3: बजेट भएन यस्तै के भनेर क्यान्सल भएको थियो होइन?
2: हो, त्यही गेम सुरु हुने भयो, भोलिदेखि प्र्याक्टिस गर्ने रे। दिपु गुरुले अघि फोन गरेर तिमीले केटी खेलाडीलाई थाहा दिनु, केटाहरूलाई खबर गर्न म आयुषलाई भन्छु भन्दै हुनुहुन्थ्यो।
3: अनि भोलिदेखि नै सुरु हुने रे?
2: भोलि 7 बजे उपस्थित हुनु भन्दै हुनुहुन्थ्यो, अब केटा साथीहरूलाई खबर गर्दै गरे हुन्छ।
3: भोलि त
2: के भयो, मुख बिगार्यौ त? केही प्लान गरेको थियो कि के?
3: त्यस्तै त्यस्तै, भोलिलाई टाइम मिलाउन अलिक गाह्रो पर्ला जस्तो छ।
2: हो र,
3: उता पनि टाइम दिइसके।
2: कसलाई टाइम दिइसके हो र?
3: साथीलाई, भोलि बाहिर घुम्न जाने प्लान छ, त्यही भएर।
2: घुम्न जान त पछिलाई पोस्टपोन गर्न नि मिल्ला नि।
3: बल्ल बल्ल टाइम मिलेछ उसको, कसरी सार्नु, कस्तो गाह्रो पो भयो त।
2: यस्तो इम्पोर्टेन्ट गेम छोडेर घुम्न जान्छौ? अलिक ख्याल गर न, यो त क्यारियरको सवाल छ।
3: त्यो त हो, तर यता पनि वचनको सवाल छ के, हुन्छ भनिसके। त्यही भएर साथीहरूलाई चाहिँ खबर गरिदिउला म।
2: उसो भए तिमी गेम खेल्न आउँदैनौ?
3: खेल्नै नआउने भन्दा पनि भोलि र पर्सि चाहिँ मिलाउन गाह्रो होला, बरु निकु पर्सिबाट जोइन गर्दा हुन्न।
2: अब यो त दिपु गुरुसँगै कुरा गर, गेम चाँडै हुँदैछ, प्र्याक्टिसको लागि समय नै छैन भन्दै हुनुहुन्थ्यो।
3: हो र, मैले कुरा गरेँ भने गाली गर्ला, तिमीले मिलाएर कुरा गर्दै न खुसबु है।
2: कस्तो कुरा गर्छौ कि तिमी आयुष, अब गेम छोडेर घुम्न जान दिनु न गुरु भनेर मैले कसरी भन्ने भन त। तिमी यस्तो बुझेको खेलाडीले यस्तो कुरा गर्न कतिको सुहाउला ल भन त।
3: यता पनि हुन्न भन्न नमिलेर हो कि खुसबु?
2: को साथीसँग जान लागेको हो र हुन्न भने नमिल्ने?
3: यति बजारतिरको हुन्।
2: बजारतिरको को हो र? बजारतिरको उतातिर त म अलिअलि चिन्छु।
3: डिम्पल हो, उसैसँग जाने हो।
2: ए, केटीसँग घुम्न जान लागे रहेछ र पो भन्न गाह्रो भएको।
3: तिमी जसरी बुझ।
2: भनेपछि तिम्रो लाइफमा करियर भन्दा केटीहरूसँग घुम्न जाने कुरा नै ठुलो भयो भनेर बुझ्दा भयो होइन?
4: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधेको प्रश्न थियो, तपाईँले नाटकमा सुन्नु भएको कुनै पात्र तपाईँको परिवार, साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ? यसमा तपाईँहरूले सौगात, निमकली, कुसुम, जगत, हरीश, विवेक, आयुष, खुशबु आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत हुम्लाबाट सौगात जैसी, कैलालीबाट पार्वती चौधरी, तेह्रथुमबाट अस्मिता दाहाल र ललितपुरबाट प्रसुन बन्जारा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ? प्रश्न फेरि एकपटक, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।
2: हाय।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन अब 37 दिन मात्र बाँकी छ। अहिले गाउँघरदेखि शहर बजारसम्म चुनावी माहौल छ। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FN पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बाँधसँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: 2046 सालको जनआन्दोलनपछि 2047 सालमा संविधान जारी भयो। यही संवैधानिक व्यवस्था अनुसार 2048 सालमा निर्वाचन भयो। यो निर्वाचनलाई नेपालको संसदीय राजनीतिक इतिहास मानिन्छ। 2048 साल यता 6 संसदीय चुनाव भइसकेका छन्। आगामी मंगसिर 4 गते 7 चुनाव हुँदैछ। हाम्रो क्षेत्रमा कुन पार्टीबाट को व्यक्ति उम्मेद्वार बने भन्ने कुरा तपाई हामी सबैलाई थाहा भइसकेको छ। अब कसलाई भोट दिएर जिताउने त्यो पनि तपाई हाम्रै हातमा छ। हामी चुनावीमय अवस्थामा छौं। यस्तो अवस्थामा तपाई हामी नागरिक, राजनीतिक दल, सरकारी कार्यालय, विभिन्न संस्थाले के गर्न मिल्छ या के गर्न मिल्दैन, आज हामी निर्वाचन आचार संहिता र कार्यान्वयनको सवालमा निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालसँग कुराकानी गर्दैछौ। अर्याल सर, यहाँलाई स्वागत छ।
3: धन्यवाद, नमस्कार।
1: आराम हुनुहुन्छ?
3: ठिक छ
1: हजुर। निर्वाचनको अब निर्वाचनको समय नजिकिँदैछ, एकदमै व्यस्तता होला है?
3: एकदम ठिक भन्नुभयो
1: हजुर। अब हामी यो निर्वाचनको समयमा हुँदा, अब निर्वाचन आउन 37 दिन मात्र बाँकी छ, यस्तो अवस्थामा निर्वाचन आयोगले आचार संहिता पनि लागू गरिसकेको छ, हामी नागरिक अनि राजनीतिक दलका प्रतिनिधि लगायत विभिन्न व्यक्तिले यस्तो अवस्थामा हामीले के गर्न पाउँछौ के गर्न पाउँदैनौ, आचार संहिता त्योभन्दा अगाडि हामी सबै नागरिकले सजिलै तरिकाले बुझ्ने गरेर यो आचार संहिता के हो, किन लागू गरिन्छ, यसको बारेमा सजिलो सबैले बुझ्ने गरेर बताइदिनुहोस् न।
3: सर्वप्रथम एकदमै समसामयिक विषयमा छलफल गर्न एन्टेना फाउन्डेसन नेपालले नेपाल चौतारी कार्यक्रममा आमन्त्रण गर्नुभयो। यहाँ लगायत यस एन्टेना फाउन्डेसन नेपाल र नेपाल चौतारी समूहलाई चाहिँ म विशेष हार्दिक आभार व्यक्त गर्न चाहन्छु, अभिवादन व्यक्त गर्न चाहन्छु। साथै आजको यस कार्यक्रममा यो रेडियो FM चाहिँ जोडिनुभएका सम्पूर्ण आदरणीय श्रोता दर्शकहरूलाई पनि म निर्वाचन आयोगको तर्फबाट स्वागत गर्दै उहाँहरूलाई अभिवादन गर्न चाहन्छु। विषयवस्तुहरूको बारेमा यहाँहरूलाई के विषयमा हामी छलफल गर्न गइरहेका छौँ भन्ने कुरा पनि अलिकति उद्घर्षकज्यूले प्रकाश पारिसक्नुभएको छ। हामी अब आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन 2079 सन्दर्भमा, त्यसमा पनि यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय, मर्यादित, भयरहित, मितव्ययी बनाउनको लागि चाहिँ के कस्ता व्यवस्थाहरू गरिएका छन्, के प्रयासहरू गरिएका छन्, नागरिकको स्तरबाट, मतदाताको स्तरबाट, राजनीतिक दल, उम्मेद्वार, नागरिक समाजदेखि सबै सङ्घ संस्थाहरूको तर्फबाट के कुराहरू गर्नुहुन्छ, के गर्नुहुन्न भन्ने कुराहरूमा रहेर, त्यस विषयमा रहेर हामी चाहिँ छलफल गर्नेछौँ। जुन विषय हुनेछ निर्वाचन आचार संहिता। सर्वप्रथम यो निर्वाचन आचार संहिता भन्ने शब्दले नै धेरै कुराहरूलाई प्रष्ट पार्दछ। आचार आचार विचार अथवा एउटा आचरणसँग जोडिएका विषयहरू नै आचार संहितामा समेटिएका विषय हुन्। यसमा कुनै पनि व्यक्ति, संस्था, निकाय, पदाधिकारीले के गर्नुहुन्छ, के गर्नुहुन्न भनेर एक खालको सूचीबद्ध गरिएको एउटा संहिता हो, एउटा शास्त्र हो, विधा हो, र यो एउटा नैतिक बन्धन पनि हो। यसलाई बढी मात्रामा नैतिक बन्धन भनिन्छ, अथवा यो नीतिगत कुराहरूसँग जोडिया छ, नैतिकतासँग जोडिया छ, र यसको पालनाले नैतिक पक्ष सबल हुने, यसको अब पालना गरिएन भने नैतिक पक्ष कमजोर हुने, यसको अवलम्बन हुने भएर समाजमा एक खालको असन्तुष्टि देखा पर्न सक्छ। त्यसैले निर्वाचनको क्रममा पनि त्यहाँ प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धामा चाहिँ अब जाहेर तरिकाले प्रतिस्पर्धा भयो भने त त्यो सबैकोलाई स्वीकार्य हुन्छ, यदि चाहिँ अवाञ्छित तरिकाले प्रतिस्पर्धा भयो भने त्यो ज्यादै पीडादायी हुन्छ, धेरैलाई चिन्ताको विषय हुन्छ, त्यो नहोस् भनेर निर्वाचन आयोगले, निर्वाचन व्यवस्थापन गर्ने निकायको रूपमा रहेको निर्वाचन आयोगले आचार संहिता निर्माण गर्छ, निर्माणको क्रममा प्रशस्त छलफल गर्छ। यहाँहरूलाई पनि धेरै थाहा होला, निर्वाचन आयोगले बनाउन लागेको नयाँ आचार संहितामा यस्ता यस्ता नयाँ प्रावधान पनि राखिएको छ भनेर आम सञ्चार माध्यमदेखि लिएर विभिन्न तह र तबकामा चाहिँ यसको छलफल भइराखेको हुन्छ। साथसाथै आचार संहिता निर्माण गरिसकेपछि, आयोगले स्वीकृत गरिसकेपछि सार्वजनिक गरी करिब करिब यो लागू हुनुभन्दा एक महिना पहिला नै सार्वजनिक गरेर यसमा भएका व्यवस्थाहरू बारेमा सबैले लागू हुनुभन्दा पहिले नै बुझ्न सक्नुहोस् भन्ने हिसाबले आयोगले अलिक पहिले नै सार्वजनिक गरेका थियौँ, राजपत्रमा प्रकाशन गरेर विभिन्न छपाई माध्यमबाट पनि त्यसलाई प्रकाशन गरेको छ, र आचार संहिता प्रकाशन भएको करिब एक महिना पछाडि अथवा असोज 13 गतेदेखि सबैलाई लागू हुने गरी यो प्रकाशनमा आएको छ अथवा त्यो लागू भएको अवस्था छ। र यो आचार संहितामा मूलत के कुराहरू गर्नुहुन्छ, के गर्नुहुन्न, आज हामीले बढी यसमा चाहिँ ध्यान दिनेछौँ छलफलमा। र मुख्य कुरा अब आचार संहिताको कुरा अलिकति मैले पनि प्रकाश पारेँ कि आचार संहिता भनेको एउटा आचरण वा व्यवहारको परिष्कृत नैतिक नियम, यो प्रतिपादन गरी लेखिएको शास्त्र वा विधा हो। सार्वजनिक अधिकारी, रानी दल, निजी क्षेत्र, व्यक्ति वा संस्थाको व्यवहार नियन्त्रण गर्ने लिखित नियमहरूको यो सँगालो हो। त्यस्तै अनैतिक आचरण र व्यवहार रोक्न र सम्बोधन गर्न तयार गरिएको दस्तावेज चाहिँ हो आचार संहिता।
1: हजुर, यो आचार संहितामा हामी नागरिकले यतिखेर चुनावको बेलामा के गर्न पाउँछ र के गर्न पाउँदैन?
3: अब म क्रमशः आउँछु। यो एउटा आचार संहिता नैतिक मात्र नभएर कानुनी बन्धन पनि हो, यो निर्वाचनको लागि जारी गरेको दिशा निर्देश हो। म आउँछु क्रमशः यहाँ यसका कुराहरू क्रमशः चाहिँ म बताउँदै जान्छु। यसको यसलाई किन ल्याउनु पर्यो भन्ने कुरामा मैले प्रारम्भ भने जस्तै यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउनुको लागि हो, र अझ महत्त्वपूर्ण कुरा त त्यहाँ प्रतिस्पर्धामा आएका सबैको लागि, चाहिँ समान खेल मैदान तयार पार्नको लागि चाहिँ यो आचार संहिता ल्याइएको हुन्छ। यो महत्त्वपूर्ण कुरा छ, समान खेल मैदान, किनकि प्रतिस्पर्धीहरू कोही कसैको आर्थिक भविष्यत एकदम बढी हुन सक्छ, कसैले ठुलो फन्ड रेज गर्न सक्नुहुन्छ अथवा धेरै धनराशि बटुल्न सक्नुहुन्छ, उहाँहरूले चाहिँ यदि निर्वाचनमा त्यो धनराशि प्रयोग गरिदिनु भयो भने एउटा नैतिक बलले चुनाव लड्न चाहने व्यक्तिको लागि चाहिँ एउटा अप्ठ्यारो स्थिति सिर्जना हुन्छ, र मणिले ठुलो भूमिका खेलेर जित्ने हार्ने पक्ष चाहिँ जित्न सक्ने त्यस्तो स्थिति पनि हुने भएको हुनाले त्यो नहोस् भनेर निर्वाचन खर्चका सीमाहरू चाहिँ निर्धारण गरेर सबैको लागि त्यो सीमाभित्र रहनुपर्छ, त्योभन्दा बाहिर गएर खर्च गरियो भने ती कारवाहीका विषय बन्छन् भनेर सबैलाई एक खालको समान खेल मैदान प्रयोग होस् भन्ने, अनि सत्तामा बसेकाहरूले सार्वजनिक स्रोत साधन प्रयोग गर्न नपाउने, विपक्षमा बसेकाहरूले सत्तामै नबसेको कारणले मैले चुनाव हारेँ भन्ने स्थिति सिर्जना हुनबाट जोगाउने काम पनि यो आचार संहिताले गरेको हुन्छ। त्यसै गरी अब यो आचार संहिताले विभिन्न खालका अपराध, दुर्व्यवहार, गलत अभ्यास, डर, धाक धम्की, प्रलोभन जस्ता कामहरू रोक्नको लागि चाहिँ यसले सहयोग पुर्याउँछ। एउटा इलेक्टोरल गभर्नेन्स, एउटा निर्वाचन सुशासन कायम गर्नको लागि अथवा जनताले निर्वाचन कस्तो होस् भन्ने चाहना राखेका छन् त्यो अवस्थाको सिर्जना गर्नलाई लागू गर्नुपर्ने, सही तरिकाले पालना गर्नुपर्ने विषय नै आचार संहिताको विषय हो र यदि आचार संहिता सही तरिकाले पालना भयो भने साँच्चीकै निर्वाचन हामीले सोचे जस्तै स्वच्छ स्वतन्त्र निष्पक्ष विश्वसनीय र मितव्ययी कम खर्चिलो निर्वाचन हुने कुरामा हामी दुई मत व्यक्त गर्न सक्दैनौँ अथवा हामी स्पष्टका साथ हामी त्यो भन्न सक्छौँ। अब यो आचार संहिता निर्माण चाहिँ के हो त भन्दाखेरिमा हामीलाई कहाँ संविधानले निर्वाचन आयोगलाई सबै तहका निर्वाचनको रेखदेख नियन्त्रण निर्देशन गर्ने संवैधानिक जिम्मेवारी प्रदान गरेको छ र यसलाई चाहिँ अब नियमन र नियन्त्रण गर्ने अधिकार पनि निर्वाचन आयोगलाई नै दिएको छ। नियमन र नियन्त्रण गर्नलाई के गराउने त भन्ने कुरा विभिन्न निर्वाचन कानुनको अतिरिक्त विभिन्न ठाउँमा उल्लेख गरिएका कुराहरूलाई एउटा संहिताबद्ध गरेर आचार संहिता ल्याइएको हो। साथसाथै ह्युमन राइट्स डिक्लेरेसन जुन 1948 जारी भएको थियो त्यसको धारा 21 र धारा 25 हरेक व्यक्तिलाई यो निर्वाचनमा भाग लिन पाउने भाग दुई तरिका लिन पाइन्छ। तपाईँ हामीले एउटा त आफ्नो प्रतिनिधि चयन गर्न अथवा मतदान गरेर अर्को भाग लिने भनेको आफै क्यान्डिडेट भएर इलेक्टेड भएर चाहिँ जनताको सेवा गर्छु भन्ने चाहिँ तरिकाले निर्वाचनमा भाग लिन पाइन्छ। यो हामीलाई प्राप्त पोलिटिकल राइट्स हो, सिभिल एन्ड पोलिटिकल राइट्स हो। त्यसैले यो एउटा महत्त्वपूर्ण हाम्रो अधिकार हो। हाम्रो संविधानले पनि नेपाली नागरिकलाई सार्वभौम सत्ता सम्पन्न अधिकार प्राप्त नागरिक भनेर हामीलाई सङ्केत गरेको छ। त्यो राइट्स भनेको हाम्रो मतले राष्ट्रपतिदेखि लिएर नजिकको आफ्नो गाउँ ठाउँको नजिकको वडा सदस्यसम्म हामी हाम्रो मतले चुनिने भएको कारणले गर्दा हामीले कसलाई ती पदमा पुर्याउने हाम्रो मतले निर्धारण गर्छ अर्थात् त्यो ठाउँमा हामी पुर्याउन सक्ने हुनाले हामीलाई सबैभन्दा ठुलो अधिकार प्राप्त छ जुन ब्यालेट मार्फत चाहिँ हामी प्रकट गर्दछौँ। त्यसैले यो कसैले मनोनयन गरेर कसैले टिका लगाइदिएर होइन कि ती ठाउँहरू हाम्रो मतबाट जाने हुनाले हामीलाई सबैभन्दा ठुलो पोलिटिकल राइट्स प्राप्त छ। त्यसको सही तरिकाले उपयोग गर्ने र त्यसको लागि सही वातावरण निर्माण गर्नलाई मात्र चाहिँ आचार संहिताको सही पालनाले निर्माण गर्दछ भन्ने कुरा मान्यताको रूपमा लिएको छ र यसलाई यही मान्यतालाई अनुसरण गर्दै सबैले आचार संहितालाई अनर गर्नुपर्ने सम्मान गर्नुपर्ने पालना गर्नुपर्ने अहिलेको प्रमुख दायित्व
1: हजुर पालनाको कुरा गर्दा एउटा नागरिकले चाहिँ कसरी पालना गर्ने राजनैतिक दलका प्रतिनिधिले कसरी गर्ने अरू सरकारी निकायका कर्मचारीहरूले अथवा विभिन्न संघ संस्थामा आबद्धहरूले कसरी गर्ने
3: एकदम ठिक छ एकदम महत्वपूर्ण प्रश्न। अब मुख्य कुरा अब यो आचार संहिता चाहिँ के छ भन्दा कसरी लागू हुन्छ भन्ने कुराहरू म त्यहाँ आउँछु। यो सङ्घ प्रदेश स्थानीय तिनै तहका सरकारलाई लागू हुन्छ, त्यहाँका कर्मचारीलाई लागू हुन्छ, सुरक्षा निकाय सुरक्षाकर्मी कर्मचारीलाई लाग्छ, सरकारी अर्ध सरकारी सार्वजनिक संस्थाहरूको कार्यालय र कर्मचारीलाई लागू हुन्छ, राजनीतिक दल राजनीतिक दलको भातृ संगठनलाई लागू हुन्छ, उम्मेद्वार र उम्मेद्वारको प्रतिनिधिलाई लागू हुन्छ, राजनीतिक दल तथा उम्मेद्वारको मतदान तथा मतगणना प्रतिनिधिहरूलाई लागू हुन्छ, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई लागू हुन्छ आचार संहिता, अनुगमन समितिका पदाधिकारी र अनुगमनकर्तालाई लागू हुन्छ, पर्यवेक्षण संस्था र पर्यवेक्षकलाई लागू हुन्छ, त्यस्तै सञ्चार प्रतिष्ठान सुका कर्मचारी सञ्चार कर्मीलाई लागू हुन्छ आचार संहिता, निजी तथा गैर सरकारी संस्था सुका पदाधिकारी र कर्मचारीलाई लागू हुन्छ, सामुदायिक विद्यालय नेपाल सरकार प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय सुका शिक्षक र कर्मचारीलाई लागू हुन्छ, मतदातालाई लागू हुन्छ, विकास साझेदार संस्थालाई लागू हुन्छ, अनि सरकारी र अर्ध सरकारी निकायबाट सञ्चालित परियोजना र परियोजना कर्मचारीलाई लागू हुन्छ, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र संस्थाका कर्मचारीलाई लागू हुन्छ, निजी क्षेत्रका बैङ्क र वित्तीय संस्था सहकारी संस्था व्यापारिक वा औद्योगिक क्षेत्र सोका पदाधिकारी कर्मचारी कामदारलाई आचार संहिता लागू हुन्छ, वस्तु तथा सेवा प्रदायक हाम्रो यो नेट सर्भिस दिनेहरू अथवा विभिन्न खालका सेवा प्रदान गर्ने चाहिँ अर्गनाइज संस्था त्यहाँका पदाधिकारी कर्मचारीहरू कामदारलाई चाहिँ पनि आचार संहिता लागू हुन्छ, अर्थात् कोही छुट्यो भने आयोगले तोकेका अन्य निकाय अर्थात् व्यक्तिलाई पनि यो आचार संहिता लागू हुन्छ भनेर आचार संहिताले तोकेको छ। अब यहाँले भनेको कुरालाई हामी अगाडि जाउँ। अब यो आचार संहिता चाहिँ अब कु कुन कुन पदाधिकारीलाई कसरी लागू हुन्छ भन्ने कुरामा म पहिला संवैधानिक पदाधिकारी, कर्मचारी, निकाय, अर्ध सरकारी संस्था र कर्मचारीहरूले के गर्नुहुन्छ भन्ने आचरणको रूपमा चाहिँ आचार संहिता उल्लेख गरिएको छ। त्यस्ता खालका संवैधानिक पदाधिकारी, सरकारी कर्मचारी, निकाय, अर्ध सरकारी संस्था र कर्मचारीहरूले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न पाइँदैन। त्यस्तै राजनीतिक दल वा उम्मेद्वारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तर्क्रिया जस्ता कार्यक्रममा भाग लिन हुँदैन र कुनै योजना शिलान्यास गर्ने, अब चुनाव घोषणा भइसकेपछि नयाँ योजना शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन गर्ने, सुकलाई अनुदान दिने, आश्वासन दिने जस्ता काम गरेर चाहिँ मतलाई प्रभाव पार्ने, कसैको मत बढाउने, कसैको मत घटाउने त्यस्ता खालका काम कारवाही गतिविधिमा संलग्न हुनुहुन्न। त्यस्तै वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएको हाम्रो वार्षिक बजेट कार्यक्रम ल्याउने एउटा समय तोकिया छ, त्यस्तै सङ्घीय सरकारले जेठ 15 गते ल्याउँछ, त्यस्तै प्रदेश सरकारले त्यस पछाडि ल्याउँछन् र अनि चाहिँ स्थानीय तहले आषाढ मसान्तभित्र ल्याउँछन् र त्यो बेलामा सार्वजनिक गरेको बजेट र कार्यक्रममा स्वीकृत भएका बाहेक चुनाव आयो भनेर नयाँ कार्यक्रम गर्न, नयाँ नीति ल्याउनलाई, नयाँ योजना ल्याउनलाई, नयाँ कार्यक्रमको घोषणा गर्नलाई, त्यसलाई स्वीकृत गर्नलाई, त्यसलाई सञ्चालन गर्न हुँदैन भनेर त्यसरी ती संविधान निकायका पदाधिकारी व्यक्ति संस्था निकायलाई यसरी भनिएको छ। त्यस्तै नयाँ पद सिर्जना गर्नुहुन्न, रिक्त पद पूर्ति गर्न पनि भएन बेला, भत्ता वृद्धि गर्न भएन, ग्रेड लगायतका आर्थिक सुविधा अथवा कुनै किसिमका पुरस्कारहरू प्रदान गर्न अथवा घोषणा गर्नु हुँदैन, निर्वाचनको काममा बाहेक कर्मचारीको सरुवा वा पदस्थापन गर्नु हुँदैन भनिएको छ। त्यस्तै आयोगको अनुमति बेगर विदेश भ्रमण जान पाइएन अनि अब राजनीतिक दल अथवा उम्मेद्वारलाई त्यस्ता संवैधान निकायका भवनहरू, अतिथि गृहहरू, सभागृहलाई प्रयोग गर्न दिनु हुँदैन। त्यस्तै कर्मचारी त्यो संवैधान निकायमा रहेका ट्रेड युनियन वा राजनीतिक दलसँग आबद्ध ट्रेड युनियनका कार्य समितिका पदाधिकारीलाई निर्वाचन सम्बन्धी कुनै पनि जिम्मेवारी दिनु हुँदैन, त्यसले निष्पक्षता कायम गर्दैन भन्ने मान्यता छ। त्यस्तै निर्वाचनको काम बाहेक कर्मचारीको सरुवा र पदस्थापना गर्नु हुँदैन, राजनीतिक प्रक्रिया कुनै कार्यक्रम गर्नु हुँदैन, उम्मेद्वार र राजनीतिक दलको कुनै पनि निर्वाचन प्रचार प्रसार सामग्री राख्न, टाँस्न, प्रचार प्रसार गर्नै हुँदैन। त्यस्तै सामाजिक सञ्जालमा कुनै पनि राजनीतिक दल अथवा उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसार सामग्री पोस्ट वा सेयर गर्न अथवा सामाजिक सञ्जाल मार्फत मत माग्नु पनि हुँदैन। यसरी चाहिँ संवैधान निकायका पदाधिकारी व्यक्ति संस्था निकायहरूलाई चाहिँ यसरी आचार संहितामा गर्नु हुँदैन भनेर तोकिया छ।
1: मैले हजुर मैले यहाँनिर रोके, तपाईँले त्यसो भनिराख्दाखेरि भर्खरै मात्र हाम्रो सरकारले होइन प्रधानमन्त्रीज्यूले 4 मन्त्रीलाई हटाउनु भएको छ अनि त्यस्तै नयाँ धितुपत्र बजारले विभिन्न भनौँ न सेयर ब्रोकर लघु बिमालाई चाहिँ नयाँ लाइसेन्स पनि वितरण गर्ने प्रक्रियाहरू अगाडि बढाइरहेको छ।

0: शासन पद्धति अवलम्बन गरेका छौँ। त्यसका मूलभूत मान्यताहरूलाई हेर्ने हो भने इलेक्सन डेट डिक्लेयर भइसकेपछि त्यो सरकार एक खालको केयर टेकर गभर्मेन्ट हुन्छ र उसको मेन फङ्सन एजुकेटिभ फङ्सन भनेको चुनाव गराउने हो। त्यो बाहेक अरू एकदमै सामान्य दैनिक व्यवहारहरू गर्ने बाहेक महत्त्वपूर्ण निर्णय गर्दैनन् भन्ने चाहिँ मान्यताको आधारमा अब यहाँले भने जस्ता कुराहरू जुन अवस्थामा थियो सरकार त्यही अवस्थामा चाहिँ चुनाव त्यही तरिकाले सम्पन्न गर्ने वातावरण भइदिएको है। एउटा संसदीय पद्धतिलाई राम्रोसँग अनुसरण गरिएको थियो, एउटा अनुकरणीय हुन्थ्यो भन्ने मात्रै कुरा भन्न सकिन्छ।
1: भनेपछि अब यो मन्त्री हटाएकोमा हटाउन पाउँछ पाउँदैन आचार संहिताले के उल्लेख गरेको छैन, अब नियुक्त चाहिँ गर्न पाउँदैन भन्ने चाहिँ छ।
0: अब नयाँ नियुक्तिहरू त गर्नु पर्दैन, अब यो कर्मचारीको मात्र होइन कि त्योभन्दा त कर्मचारीलाई चलाउने मन्त्रीहरूको नियुक्ति त त्यो पक्कै पनि यो त्यो त्यस्ता अपेक्षा चाहिँ त पटक कहीँ एकदम प्रष्टसँग ब्ल्याक एन्ड व्हाइटमा नलेखिएको भए पनि त्यस्ता कुराहरूको अपेक्षा गरिएका हुन्छ।
1: हजुर, अब यो नयाँ लाइसेन्स वितरण गर्ने प्रक्रिया पनि अगाडि बढाइरहेको छ हिजो मात्र।
0: अब प्रष्टसँग कुनै एउटा पक्षलाई फाइदा पुग्ने गरी अथवा कसैको मत बढाउने गरी अथवा त्यसले जनमतलाई इन्फ्लुएन्स गर्ने खालका कामहरू गर्न पाइँदैन भनेर आचार संहिताले भनिएको हुनाले अब हिजोसम्म रोक्ने अनि चाहिँ अहिले आएर चाहिँ त्यसलाई खुला गर्ने अथवा नयाँ निर्णय गर्ने कामहरू त पक्कै पनि त्यो अपेक्षा चाहिँ आचार संहिताले गरेको पाइँदैन।
1: हजुर, यो आचार संहितामा गर्न नहुने कुराहरू जुन उल्लेख छ तर पनि अब विभिन्न ठाउँमा भनौँ न अब राजनीतिक दलका प्रतिनिधिहरूले कार्यक्रम गर्दा उल्लङ्घन त भइरहेको छ, आयोगमा चाहिँ कस्तो उजुरीहरू परेको छ अथवा अहिलेसम्म कतिवटा उजुरी आए, के भइरहेको छ?
0: अब आयोगलाई विभिन्न संयन्त्र अब आयोग भनेर हामीले एउटा कुरा के छ भन्दा कान्तिपथमा रहेको आयोग भनेर मात्रै चाहिँ बुझ्नु हुँदैन। आयोगको विङ्सको रूपमा 165 निर्वाचन क्षेत्रमा एकदमै अधिकार सहित चाहिँ हाम्रा निर्वाचन अधिकृतहरू चाहिँ नियुक्त भएर कार्यालय स्थापना भएर उहाँहरूलाई अधिकार जिम्मेवारी तोकेर निर्वाचनको कार्यक्रम बमोजिम उम्मेदवारी मनोनयन गरेर अन्तिम नावली प्रकाशन गरेर उम्मेद्वारको निर्वाचन चिन्ह समेत वितरण रहेको अवस्था छ र साथसाथै आफूले मनोनयन पत्र स्वीकृत गरेका उम्मेदवारहरूको निर्वाचन प्रचार प्रसार कस्तो तरिकाले गर्नुहुन्छ, अनुशासनबद्ध छ कि छैन, नियमबद्ध छ कि छैन, एउटा इथिकल इलेक्सनमा उहाँहरूले कति विश्वास गरेर गतिविधिहरू गर्नुभएको छ, गर्न नहुने काम गर्नुभएको छ कि छैन भन्ने कुरा पनि उहाँहरूले हेर्ने विषय हुन्छ। हाम्रो निर्वाचन कानुन आचार संहिताले उहाँहरूबाट ठूलो अपेक्षा राखेको छ र साथसाथै उहाँहरूलाई एकदम नजिकबाट चाहिँ स्थानीय प्रशासनले सहयोग गर्ने र स्थानीय प्रशासनले पनि सहयोग माग्न साथ सहयोग दिने व्यवस्था चाहिँ कानुनहरूले गरेको छ। त्यसैले यो चाहिँ निर्वाचन क्षेत्र अनुसार पनि आचार संहिता पालनाको स्तर कस्तो छ के छ हामीले मूल्याङ्कन गर्न सक्छौँ। त्यसका अतिरिक्त आयोगले चाहिँ अब केन्द्रीय आचार संहिता अनुगमन समिति र अनि चाहिँ अब आचार संहिता पालनाको अवस्था के छ भनेर रिपोर्टिङ गर्नको लागि चाहिँ अब हाम्रो टोल फ्री नम्बर 1102 मौखिक लिखित चाहिँ सूचना प्रवाह गर्न सक्ने विभिन्न आम सञ्चारले आचार संहिता उल्लङ्घनका विषयहरू उठाए खण्डमा आएको ध्यान आकर्षण भएर तुरन्त त्यसमा एक्सन लिने, स्पष्टीकरण सोध्ने, प्रमाणहरू जुटाउने, यदि गम्भीर खालका आचार संहिता उल्लङ्घनका विषय रहेछन् भने कानुनले जे भन्छ त्यो मात्रै अनुसरण गरिदिए पनि ठुलो चाहिँ कारवाही हुन सक्ने स्थितिसम्म सिर्जना भएको कारणले गर्दाखेरिमा आचार संहिता लाई कार्यान्वयन गर्ने कुरामा आय प्रतिबद्ध भएर लाग्छ भन्नेमा यहाँहरूलाई हामी विश्वास दिलाउन चाहन्छौँ।
1: हजुर, अहिले चाहिँ आयोगमा कस्तो उजुरी कतिको उजुरी परेको छ अथवा त्यो जुन
0: जस्तै अब मनोनयनको समयमा 25 भन्दा बढी व्यक्तिलाई लिएर जान नपाउने, बाजागाजा सहित जान नपाउने भन्ने कुराहरू चाहिँ छ। अब यसको बारेमा पनि अब कहीँ त्यसरी आयोगले नोटिस गरेका विषयमा स्पष्टीकरण सोधिएका विषय यहाँलाई थाहा नै छ। साथसाथै अब एउटा पेसागत आचार संहिताले चाहिँ निर्देशित गरेका कर्मचारीहरू राष्ट्र सेवकहरूमा कहीँ कतैबाट चाहिँ यसरी संलग्न भएको राजनीतिक गतिविधिमा प्रचार प्रसार संलग्न भएको चाहिँ कहीँ कतैबाट त्यसरी पत्र पत्रिका लगायत अन्य माध्यमबाट चाहिँ त्यो खालको विषय उठान भएको कारणले गर्दा त्यसलाई

0: नजर गरेर आयोगले चाहिँ अब यस्तो काम गर्न नगर्न नगराउनको लागि चाहिँ निर्देशन दिइसकेका छ। साथसाथै कार्यालय प्रमुखहरूलाई पनि आफ्ना कर्मचारीहरू कहाँ कसरी काम गरिरहनुभएको छ, उहाँहरूको गतिविधि के छ, कार्यालयमा काम गर्नुभएको छ कि छैन, कार्यालय समयमा बाहिर पो जानुभएको छ भनेर एक खालको चाहिँ अनुशासनमा राख्ने यो पेसागत कानुनले दिएको अधिकारभित्र रहेर उहाँहरूले आफ्नो जिम्मेवारी बोध गर्दै उहाँहरूलाई सचेत गराउने अथवा उहाँहरूलाई जिम्मेवार बनाउने चाहिँ तरिकाले चाहिँ कार्यालय प्रमुखलाई पनि निर्देशन दिइसकेका छ। त्यसैले आयोगले आफ्नो तरिकाले चाहिँ एउटा क्रियाशीलता देखाइरहेको छ भन्ने कुरा म यहाँलाई
1: अर्यालज्यू, जहिले पनि अब चुनावको बेला जनगुनासो आउने भनेको के हो भने निर्वाचन आयोगले जहिले पनि निर्वाचन आचार संहिता बनाउँछ, जारी गर्छ, त्यो आचार संहिता कार्यान्वयन चाहिँ गर्दैन। किन भन्नाले अब ठूला दलहरूले नै पटक पटक आचार संहिता उल्लंघन गरिरहेको हुन्छ, ठूला दल र ठूला राजनीतिक दलका नेताहरूलाई कार्यवाही नै गर्दैन भन्ने जुन जनगुनासो पनि आउँछ। किन ठूला राजनीतिक दल र नेतालाई कार्यवाही गरिँदैन?
0: त्यसरी चाहिँ सिधै भन्नुभन्दा पनि अब हामीले स्थानीय तह निर्वाचनको चाहिँ विभिन्न खालका आचार संहिता पालना गराउने विषयमा उठाएका विषयहरूलाई तपाईँहरूले केलाएर हेर्नुभयो भने अब हामीले लिपिबद्ध गरेका छौँ 80 बढी 84 केसहरूलाई चाहिँ आयोगले स्पष्टीकरण सोध्ने, दोहोऱ्याएर सोध्ने, अनि त्यसपछि आयोगले सचेत पार्ने त्यस्ता खालका गतिविधिहरू गरेको अथवा त्यस्ता खालका कारवाहीका प्रक्रिया अप्नाएको चाहिँ तपाईँहरूले सार्वजनिक रूपमै चाहिँ थाहा पाएको विषय नै हो। र हामीलाई आयोगलाई त्यस्तो लाग्दैन कुनै पनि दलहरू ठुला दल भनेका अथवा अब पार्टीगत हिसाबले ठुला नेताहरू भनिएकाहरूलाई पनि आयोगले समान तरिकाले चाहिँ स्पष्टीकरण सोध्ने, स्पष्टीकरणमा चित्त नबुझेमा स्पष्टीकरणमा सोध्नेमा पुनः चित्त नबुझेर पुनः स्पष्टीकरण सोध्ने, सचेत गराउने, अब आइन्दा यस्तो काम नगर्न नगराउनु हुन भनेर उहाँहरूलाई अन्तिम चेतावनी दिने खालका कामहरू गरेको छ। र आयोगले यदि स्पष्ट प्रमाणहरू चाहिँ प्राप्त गरेर यथेष्ट प्रमाण भयो भने आचार संहिता स्पष्ट भनेको छ 1,00,000 जरिवाना र हरेकसम्मको कारवाहीको रूपमा चाहिँ आचार संहिता ले भनेअनुसार चाहिँ उहाँहरूको उम्मेदवारी समेत रद्द हुन सक्छ। म यहाँनिर यहाँलाई के स्मरण गर्न चाहन्छु भन्दा हाम्रा निर्वाचन कानुनहरू बलिया छन्, त्यो कानुनलाई पालना गर्न मात्रै सक्यौँ भने पनि हामीले थप निर्णय केही गर्नु पर्दैन। एउटा उदाहरण चाहिँ दिउँ, स्थानीय तह निर्वाचनमा समयभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरू 1,45,013 उम्मेदवारहरूमध्ये आयोगले जिल्लागत रूपमा, पालिकागत रूपमा, वडागत रूपमा, पदगत रूपमा चाहिँ सबैको विवरण सङ्कलन गरेर समयभित्र बुझाउने चाहिँ उम्मेदवारहरूको लिस्ट, समय ढिला बुझाउने उम्मेदवारहरूको लिस्ट र बुझाउँदै नबुझाउने उम्मेदवारहरूको लिस्ट चाहिँ तयार पारेर जुन कानुनले दिएको अधिकार प्रयोग गरेर त्यसको अनुसरण मात्रै गरेर अनुपालना मात्रै गरेर निर्णय प्रक्रिया गर्दाखेरिमा यसले चाहिँ अब थाहा छ यहाँहरूलाई अब कति प्रभावकारी तरिकाले चाहिँ यो कार्यान्वयन गर्दाखेरिमा यसले कस्तो खालको चाहिँ एउटा धारणा निर्माण हुँदो रहेछ भन्ने कुरा यहाँले बुझिसक्नु भएको छ। त्यसैले भोलिका दिनमा पनि निर्वाचन आयोगले प्रमाणहरू स्पष्ट प्राप्त गर्यो भने कानुनको पालना सबैले गर्नुपर्छ। सबभन्दा पहिला त त्यसरी आरोप गरिएको उम्मेदवार उप चाहिँ आयोगले सिधै कारवाही गर्नुभन्दा पहिला छोटो समयमा पनि स्पष्टीकरण दिने मौका दिनुपर्छ। यदि स्पष्टीकरण चित्त बुझेन भने थप स्पष्टीकरण सोध्ने वा कारवाहीमा जाने, र त्यो कारवाही भनेको यो मौद्रिक कारवाही पनि हुनसक्छ। अब निर्वाचन कसुर तथा सजायले भनेका कारवाहीहरू कसैलाई कैद गर्नुपर्ने रहेछ भने कैद पनि गर्न सक्छ, र यदि चाहिँ उम्मेदवारी रद्द गर्नुपर्ने रहेछ भने उम्मेदवारी रद्द पनि हुनसक्छ। अब अहिले सबैले चाहिँ अब कडा तरिकाले प्रस्तुत हुनु पर्यो भन्ने चाहिँ हरेक ठाउँबाट त्यो आवाज उठेको कारणले गर्दाखेरिमा अब त्यो स्थितिमा जानुभन्दा पहिले नै सबैले आफ्नो संस्था निकाय पदाधिकारीहरूले पालना गर्नुपर्ने आचार संहिता सही तरिकाले पालना गरेर एउटा स्वतन्त्र विश्वसनीय निर्वाचनको वातावरण निर्माण गर्नु सबैभन्दा श्रेयकर अथवा बुद्धिमानी हुन्छ भन्ने कुरा मलाई लाग्दछ।
1: हजुर, यो कार्यवाहीको कुराकानी गर्दा उम्मेद्वारहरूलाई त सुरुमा चाहिँ स्पष्टीकरण सोधिने अथवा पछि त्यो पनि नटेर्यो भने 1,00,000 जरिवाना सहित उम्मेद्वारी नै रद्द गर्ने प्रक्रिया छ भने सर्वसाधारणहरूले नागरिकहरूले यो आचार संहिताको उल्लंघन गर्यो भने कार्यवाही प्रक्रिया के छ?
0: नौ बजीदेखि म आउँछु अहिले, यही माथि म तल
1: हजुर। नागरिकलाई चाहिँ, नागरिकलाई चाहिँ कार्यवाहीको व्यवस्था चाहिँ के छ?
0: अब नागरिक अथवा मतदाताहरूमा आचार संहिता पालनाका पक्षहरू हुनुहुन्छ। यस्तै नागरिकको रूपमा चाहिँ नागरिकलाई अहिलेमै प्रारम्भमा भने कि नागरिकलाई ठुलो जिम्मेवारी प्राप्त छ। यो समग्र प्रक्रियाको मापन भनेको मतबाट। अब मतदान भनिन्छ, यो ज्यादै महत्त्वपूर्ण विषय हो किनकि उहाँहरू सार्वभौम सत्ता सम्पन्न नागरिक हो। उहाँहरूले कसलाई सत्तामा पुर्याउने अथवा नपुर्याउने, कसलाई निरन्तरता दिने या नदिने भन्ने निर्णय गर्ने निर्णय अधिकारीहरू उहाँहरू हो। यदि उहाँहरूलाई दिएको यो अधिकार चाहिँ सही तरिकाले प्रयोग गर्नु भएन, अब सुनिन्छ यदि मतमा उहाँहरूले चाहिँ आर्थिक प्रलोभनमा अथवा कुनै लोभ लालचमा परेर चाहिँ उहाँहरूले मत यस्तो गर्नुभयो भने उहाँले उहाँहरू संलग्न हुनुहुन्छ हुनुहुन्न, जस्तै भोजभतेरमा संलग्न हुनुहुन्छ हुनुहुन्न, अथवा मत कुनै जिन्सी उपहारहरू लिनुभएको छ कि छैन, यस्ता खालका कुराहरू पनि आचार संहिता को विषयमा पर्छन्। र हाम्रो निर्वाचन कसुर तथा सजायले कुन कुन यो आचार संहिता उल्लङ्घन अथवा निर्वाचन कसुरका कुराहरूमा के सजाय हुने, कति नगद जरिवाना हुने, अनि के कारवाही प्रक्रिया हुने भन्ने कुरा दफागत रूपमा चाहिँ स्पष्टसँग उल्लेख गरिएका छन्। त्यसै गरी अब मतदाताहरूले शान्ति सुरक्षा भङ्ग गर्ने कुराहरूमा चाहिँ यदि उहाँहरू सम्भव भने उहाँहरूलाई पनि एउटा कारवाहीको दायरामा पर्नुहुन्छ। यदि उहाँहरू डबल भोटिङ गर्नुहुन्छ, आफूलाई त एक मत दिने अधिकार छ तर कसैको उत्साहमा, कसैको दुरुत्साहमा प्रभावित भएर उहाँहरूले अर्काको नाममा मतदान गर्नु खोज्नुभयो भने त्यो बेला पनि मतदाता चाहिँ कारवाहीमा पर्नुहुन्छ। त्यस्तै विवरणहरू विभिन्न खालका गलत झुट्टा विवरणहरू दिएर निर्वाचनका काम कारवाही सम्भव हुन्छ, त्यो बेला पनि छुट्टै खालका कारवाही हुन्छ। त्यसरी विभिन्न खालका चाहिँ कुराहरूबाट निर्वाचनलाई, निर्वाचनको स्वच्छतामा आँच पुर्याउने, निर्वाचनको पवित्रतामा आँच पुर्याउने, निर्वाचनको स्वतन्त्रतामा आँच पुर्याउने, निर्वाचनको विश्वसनीयतामा आँच पुर्याउने, खर्चिलो भड्किलो गर्नमा मतदाताबाटै चाहिँ सहयोग पुर्याउने खालका कुराहरू भए यी सबै उहाँहरूलाई पनि कारवाहीको दायराभित्र ल्याउने अथवा उहाँहरू पनि कारवाहीको दायराभित्र पर्ने स्थिति हुन्छ।
1: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाल चौतारीमा आज हामी निर्वाचन आचार संहिता र कार्यान्वयनको सवालमा निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालसँग कुराकानी गरिरहेका छौं। सहायक प्रवक्ता अर्यालसँग तपाईँका पनि कुनै प्रश्न र जिज्ञासा छन् भने राख्न सक्नुहुनेछ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: तपाईँ हामीलाई फोन गरेर आफ्ना प्रश्न र जिज्ञासा राख्न सक्नुहुनेछ। यतिखेर चितवनबाट निरुता पौडेल हुनुहुन्छ। निरुताजी नमस्कार।
3: नमस्ते, धन्यवाद।
1: हजुर, यहाँको प्रश्न चाहिँ के छ आजका अतिथिलाई?
3: प्रवक्ताज्यूलाई पनि धन्यवाद। निर्वाचन आचार संहिताको कुरा गरिरहँदाखेरि निर्वाचन आचार संहिताहरूमा त्यति धेरै कुराहरू उल्लेख गरिरहेका छन् र यहाँ कारवाहीको कुरा अघि आइरहेको थियो। यदि निर्वाचन आचार संहिताकै कुरा गरिरहँदा 2079 सालको स्थानीय तहको निर्वाचनमा चाहिँ विभिन्न मानिसहरूलाई यो स्पष्टीकरण त सोधियो तर कारवाही भएको भने खासै पाइएन. निर्वाचन आचार संहिता चाहिँ निर्वाचन आचार संहिता कुरा गरिरहँदाखेरि किन कारवाहीहरू चाहिँ धेरै कुनै पनि उम्मेद्वारहरूलाई चाहिँ कारवाहीहरू गरिँदैन र निर्वाचन धेरै ठाउँमा निर्वाचन आचार संहिता त उल्लङ्घन भइरहेको हुन्छ. 165 क्षेत्रमा रहेका निर्वाचन कार्यालयहरूले चाहिँ के हेरिरहेका हुन्छन् र तिनीहरूले किन राम्रोसँग कारवाही गर्न सकिरहेका हुँदैनन् एउटा क्वेसन छ. एउटा चाहिँ अलिकति यहाँ सन्दर्भ विपरीत होला तर मतदाता शिक्षाको विषयमा मलाई एकदमै चिन्ता लागिरहेको छ. अस्तिको निर्वाचनमा पनि मतदाता शिक्षा एकदम कमजोर भएको रे. भरतपुर महानगरपालिकाको एउटा ओडामा चाहिँ एकदमै मतहरू एकदम बढी बदर भएको थियो. अनि यसपालि चाहिँ सहप्रवक्ता जिल्ला म अनुरोध गर्न चाहन्छु मतदाता शिक्षालाई चाहिँ बढी जोड दिनको लागि अनुरोध पनि गर्न चाहन्छु.
1: हस् धन्यवाद हजुर. अर्याल सर उहाँले भन्नुभएको यो जहिले पनि तपाईँहरूले कार्यवाही गर्छौ भन्नुहुन्छ तर स्पष्टीकरण गरेर सोधेरै छोड्नुहुन्छ किन कारवाही हुँदैन भन्नुभएको छ.
0: अब प्रश्नकर्ताजीले एकदमै जनस्तरमा धेरैले सोधिने गरेको प्रश्नको सम्बोधन गरेर एउटा प्रतिनिधि प्रश्नको रूपमा सोध्नुभएको छ. उहाँलाई म आएको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु. उहाँको चिन्ता चासोप्रति आए पनि एकदमै त्यसलाई पुँजीको रूपमा चाहिँ लिन चाहन्छ. उहाँको यो चिन्ता सबैको चिन्ता हो र हामी जति चिन्तित भएर प्रकट विभिन्न फोरममा गर्छौँ त्यति नै यो आचार संहिता पालना गर्नुपर्ने हुन्छ. नागरिक स्तरबाट गुनासोहरू आइरहेको छ भन्ने कुरामा सबै एक एक खालको सजग हुने सजगता अप्नाउनु पर्ने स्थिति सिर्जना हुन्छ भन्ने लाग्दछ. अब स्थानीय तह निर्वाचन कुरा उहाँले गर्नुभयो. अब प्रक्रिया चाहिँ अब कानुनी प्रक्रिया अनुसार जानुपर्छ र स्पष्टीकरण सोद्धाखेरिमा अब जस्तै उदाहरणको लागि चाहिँ कसैले ल यति करोड चाहिँ खर्च गरियो चुनावमा जित्नलाई धेरै चाहिँ गाह्रो छ भनेर भन्नुभयो. अब आयोगले त्यो मिडियामा आएको आधारमा चाहिँ आयोगले स्पष्टीकरण सोधिसकेपछि निज व्यक्तिले होइन मैले भनेको होइन अथवा मेरो त्यो मनसाय नै होइन भन्ने तरिकाले स्पष्टीकरण दिइसकेपछि अब उहाँले एक खालको खर्च विवरण बुझाउनु छ ब्ल्याक एन्ड व्हाइटमा 25 लाखभित्र छ र स्पष्टीकरण पनि होइन भनेर स्वीकार गरेर चाहिँ उहाँले दिनु भइसकेपछि अब यो चाहिँ त के भन्दा एउटा नैतिकताको कसीमा जनताले मत दिएर प्रतिनिधिहरूलाई चयन गर्ने भएको हुनाले यो कतिपय कुराहरू चाहिँ यो आम सरकारको विषय पनि बन्न जाँदो रहेछ किनकि उहाँहरूले त्यो स्वीकार गर्नुभएको छैन. र अब मैले कुन प्रसङ्गमा कसरी भनिएको कुराहरूलाई कसरी चाहिँ प्रस्तुत गरियो त्यो चाहिँ मलाई जानकारी भएन भन्ने तरिकाहरूले त्यस्ता खालका कुराहरू आएका छन्. त्यसैले यो देखाउने र गर्ने व्यवहारमा ठुलो अन्तर छ. त्यसैले आचार संहिता भनेको त अब यो त देखेर नदेखेर अब पर्दाभित्र पनि धेरै गतिविधिहरू हुन्छन् जुन कुराले चाहिँ निर्वाचन पछाडिको सुशासनमा समेत ठुलो असर पर्छ जसको कुनै प्रमाण पुष्टि केही गर्न सकिन्न. यो भयो भने हाम्रो लोकतन्त्र नै के हुन्छ कमजोर हुन्छ रोगी हुन्छ अथवा हाम्रो स्वस्थ हेल्दी चाहिँ डेमोक्रेसीको लागि त आचार संहिताको पालना गर्नु अति आवश्यक छ. यसमा चाहिँ विशेष त राजनीतिक दल उम्मेद्वार दलका भातृ संगठन बढी सजग बढी आत्मअनुशासित बढी सुनियन्त्रित हुनु चाहिँ अति आवश्यक छ. र यहाँले भने जस्तै आचार संहितामा स्पष्ट प्रमाणहरू आयो भने आयोगले आँखा चिम्लिँदैन आयोगले अरू थप केही गर्नै पर्दैन. हाम्रा निर्वाचन कानुनले दिएको कुराहरू पालना मात्रै अथवा त्यसलाई कारवाहीको दायराभित्र ल्याउने प्रयास गर्न साथ चाहिँ अब यहाँहरूले भने जस्तै कडा कारवाही हुने स्थिति हुन्छ त्यसको सुरुवात भइसकेका छ. त्यसैले आशा गरौँ त्यो स्थिति नै सिर्जना नहोस् सबै आफ्नो ठाउँबाट चाहिँ आचार संहिता पालना गरौँ र निर्वाचनलाई स्वच्छ स्वतन्त्र बनाऊ.
1: हजुर अर्को श्रोता आउनु भएको छ बागलुङ.
0: अब त्यसरी उहाँको दोस्रो खण्ड छ मतदाता शिक्षा. अब यहाँलाई मैले हो अब आयोगले चाहिँ विगतमा गरेको घर दैलो कार्यक्रम नगरेको हो तर घर दैलो कार्यक्रम प्रभावकारी भएन भनेर यस्तै फोरममा चाहिँ धेरै अब सुविधा लिने घर घरमा नपुग्ने राम्रोसँग नसिकाउने पोलिटिकल पार्टीहरूका कार्यकर्ता रूपमा काम गर्ने निष्पक्ष पनि नगर्ने भन्ने धेरै ठुलो गुनासो आएपछि करिब 40-45 करोड खर्च गर्नुपर्ने तर पर्फर्मेन्स चाहिँ राम्रो नभएको कारणले गर्दाखेरि त्यसलाई परिमार्जन गरिएको थियो तर अहिले स्थानीय तहको सहकार्यमा गर्ने भनेर फेरि त्यस्ता खालका कार्यक्रमहरू राखिएका छन् स्थानीय तहहरू अब 753 मार्फत. साथसाथै अब त्यसमा चाहिँ राजनीतिक दलहरूले मत आफ्नो निर्वाचन चिन्हमा मत दिनुहोस् मात्रै भन्नुभयो तर त्यो ठुलो मतपत्रमा आफ्नो निर्वाचन चिन्ह कुन लहर कुन रोगको कहाँनिर छ, भोट हाल्ने तरिका सिकाउनु भएन, मत माग्नु भयो मत हाल्ने तरिका सिकाउनु भएन।
1: त्यसैले हामी यो मतदाता शिक्षाको बारेमा अर्को कार्यक्रम सञ्चालन गर्नेछौँ, त्यहाँ कुराकानी गर्नेछौँ। बागलुङबाट अनमोल खत्री आउनुभएको छ। हजुर, बागलुङबाट अनमोलजी नमस्कार।
4: हजुर नमस्कार,
1: यहाँको प्रश्न छोटोमा राख्नु होला है।
4: हाम्रो निर्वाचन आयोगका सहप्रवक्ता अडियो सरलाई पनि मेरो नमस्कार।
0: नमस्कार,
4: मेरो प्रश्न के छ भन्दा यो जुन 2079 सालको यो स्थानीय तहको चुनावमा पनि यो हाम्रो बागलुङ जिल्लाको केही मतदान केन्द्रहरूमा विभिन्न गठबन्धनहरूले यो बुथ क्याप्चर गर्नेदेखि नै धेरै भयो र अहिलेको यो सङ्ग्रह प्रदेशको चुनावमा पनि त्यो नहोला भन्न सकिँदैन र त्यसैले त्यसमा निर्वाचन आयोगले भइरहेको वातावरणमा एउटा स्वच्छ निर्वाचन गर्ने एउटा भनेर भनिरहेको अवस्था छ र यसमा सुरक्षाको कुरा पनि आउँछ कस्तो छ। र अर्को प्रश्न फेरि विद्युतीय मतदानको कुरा छ, विद्युतीय मतदान गर्न यस किन यो निर्वाचनमा पनि विद्युतीय मिसिनहरूको किन उपभोग भएन, विद्युतीय मतदानको व्यवस्था किन गरिएन। र अर्को प्रश्न मेरो के छ भन्दा विदेशमा रहेका नेपालीहरूले किन आफ्नो मत अधिकार दिन किन वञ्चित गरियो, किन त्यो व्यवस्था गरिएन, मतदान गर्ने व्यवस्था विदेशमा रहेका नेपालीहरूलाई त्यो किन गरिएन, मेरो यो प्रश्न।
1: हुन्छ, धन्यवाद। त्यसै गरी अर्को श्रोता पनि हुनुहुन्छ, हामी उहाँको पनि जिज्ञासा लिएर छोटोमा हजुरको जवाफ लिनेछौँ। बैतडीबाट लभदेव धामी हुनुहुन्छ। हजुर नमस्कार।
5: नमस्कार, अतिथिलाई पनि नमस्कार।
1: हजुर, यहाँको प्रश्न।
5: मेरो प्रश्न भन्नुपर्दा हाम्रो स्थानीय तहको निर्वाचन हुँदै गरेका है पार्टीको प्रसारमा लागि होइन, मैले आफ्नो बालबालिकाको अधिकार पनि भइहाल्छ, मैले त्यो हामीदेखि अहिले केही कुरा हातमा आवाज उठायौँ र केही हातमा त्यो बुलन्द पनि भयो, तर खासै त्यसमा साथो देखाएन स्थानीय सरकारहरूले पनि, त्यहाँको निर्वाचन आयोगले पनि खासै साथो देखाएन। यसको लागि केही कारवाहीको व्यवस्था छ कि छैन, होइन यस्तो अवस्थामा के गर्ने, होइन घर परिवारबाट आफ्नो बच्चाहरूलाई खानु के यस्तो प्रलोभन देखाउँछन् पार्टीहरूले, अनि ती बच्चाहरू गइहाल्छन् होइन, त्यसमा केही कारवाहीको व्यवस्था छ कि छैन भन्न चाहन्छु।
1: हुन्छ, धन्यवाद। हजुर, हामी अब उहाँहरू दुवैजनाको छोटोमा जवाफ लिनेछौँ। हजुर,
0: अब बागलुङबाट सुन्नुभएका साथीको प्रश्नमा पहिलो प्रश्न चाहिँ सुरक्षा र बुथ क्याप्चर कुराहरू चाहिँ छ। अब यो चाहिँ सुरक्षा व्यवस्था मजबुत पार्ने काम नेपाल सरकारको आयोगले चाहिँ सुरक्षा मजबुत अवस्था अनुभूत हुने गरी चाहिँ व्यवस्था मिलाउनु भनेर निर्देशन दिएको छ र सुरक्षा निकायहरूले विगतमा चाहिँ भएका त्यस्ता बुथ क्याप्चरिङ अथवा संवेदनशील क्षेत्र अति संवेदनशील क्षेत्र भनेर त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाउनेछ भन्ने हामी अपेक्षा गर्न सक्छौँ। अनि दोस्रो कुरो चाहिँ इभिएम मेसिन चाहिँ अहिले प्रयोग हुने स्थिति नरहेको कुरा म स्पष्ट पार्न चाहन्छु, किनकि हामीले नेपाल सरकारलाई त्यो सम्भव छ छैन, यदि छ भने साउनमा शान्तिभित्र त्यसको व्यवस्था गरिदिनु भनेकोमा त्यो व्यवस्था नभएको हुनाले यो सम्भव भएन। त्यस्तै विदेशमा बस्ने नेपालीहरूलाई मताधिकार दिन सक्ने हाम्रो कानुनले एउटा उपाय नै दिएको छैन, कानुनमा संशोधन नहुँदासम्म विदेशमा बस्ने नेपालीहरूले मत हाल्ने अधिकार पाउनुहुन्न, त्यसको लागि हाम्रो व्यवस्थापिका संसद हाम्रो जनप्रतिनिधिले नै त्यसमा अग्रसरता लिनु पर्यो, यति कुरा मैले यहाँलाई भने। त्यसै गरी हाम्रो चाहिँ सुदूरपश्चिमबाट चाहिँ बैतडीबाट सुन्नुहुने साथीले चाहिँ अब यो बालबालिकाहरूको प्रयोगको कुराहरू चाहिँ छ, नेपाल चाहिँ बालबालिकाहरूलाई यस्ता कामहरू प्रयोग नगर्ने भनेर अन्तर्राष्ट्रिय रूपमै प्रतिबद्धता व्यक्त गरेको राष्ट्र भएको कारणले गर्दा कसैले पनि यस्ता गतिविधिहरूमा भाग लिनु चाहिँ आचार संहिता अनुसार चाहिँ दण्डनीय हुन्छ। हामी कसैलाई पनि यस्ता खालका गतिविधिहरूमा संलग्न गराउन अथवा गराउन हुँदैन भन्ने कुरा चाहिँ पुनः आग्रह गर्दछ।
1: हुन्छ अर्यालज्यू, यस्तो व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो, आचार संहिता के हो, कसरी पालना गर्ने पालना नगरे कस्तो कारवाही हुन्छ भन्ने बारेमा जानकारी गराइदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: ल, यहाँलाई पनि धेरै धेरै धन्यवाद र आजका श्रोताहरू र सहभागीजीहरू सबैलाई आएको तर्फबाट पनि भोलि भोलि धन्यवाद।
1: हवस् त, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ हामी मंगलबार आउने नै छौ। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रसरा खड्का पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 53।
2: अब यसरी ढक्कन लगाइदिएपछि कसरी खाँदो रहेछ मुसाले म पनि हेर्छु।
3: पहिल्यै यस्तै गरेर राखे भए त भइहाल्थ्यो नि, होइन खुसबु?
2: त्यही त भन्छु, बाबाले पसलको सामान केही ध्यान दिने होइन, खालि सामान खुले पार्दै हिँड्दै हो जहिले। आज तिमीलाई चाहिँ थ्याङ्क यू है आयुष।
3: के को थ्याङ्क यू हो र?
2: सामान मिलाउनमा हेल्प गर्यौ नि, तिमी नभएको भए त यत्र बोरा कसरी उठाउँथ्यौ होला र?
3: यस्ता कुरामा पनि थ्याङ्क यू भन्नुपर्छ र, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
2: धन्न तिमी टुप्लुको आइपुग्यो र सामान मिलाउने बेला सजिलो भयो। साथी कतै जान लागेको थियो र?
3: होइन, तिमीलाई नै भेट्न आएको यहाँ। ए ल्याऊ।
2: के हो यो?
3: खुवा हो।
2: खुवा रे? अनि कहाँबाट ल्यायो त यो?
3: अस्ति मम्मीले पठाइनु भएको थियो, जहिले बिर्सिराख्ने रहेछु, अनि आज चाहिँ सम्झेरै ल्याइदिएको।
2: थ्याङ्क यू है आयुष। बाई द वे, मलाई यो खुवा लास्टै मनपर्छ।
3: थाहा छ मलाई।
2: तर एउटा कुरा अलि बुझेन कि मैले आयुष।
3: के कुरा हो र?
2: तिम्रो घर कहिलेबाट विलासनगर डेरी उद्योगमा आएछ? उद्योग मम्मीले नै चलाउनुहुन्छ हो?
3: के भन्यो, मैले पुरै बुझेन नि।
2: यो बट्टामा त विलासनगर डेरी उद्योगबाट निर्मित शुद्ध खुवा लेखा छ त, हेर त।
3: ए, नामै लेखा रहेछ। तिमीलाई किन झुट बोल्नु र? घरबाट पठाएको खुवा अलि बिग्रेछ, अनि डेरीबाटै किनेर ल्याइदिएको।
2: ए, अनि डेरीबाटै ल्याएको भने भइहाल्थ्यो नि। तर ठिक छ, कहाँबाट ल्यायो भन्दा पनि सम्झेर ल्याइदिए खुसी लाग्यो।
4: हेलो खुसबु, के छ हालखबर?
2: ठिकै छ, के दिउँ?
4: अहिलेलाई यसो आधा किलो चिउरा दिइराख न।
2: अनि
4: पर्दैन अहिलेलाई, कति भयो पैसा?
2: 60 रुपियाँ देऊ न।
4: ल 60। ल खुसबु है, बाई।
2: ल ल।
3: के हो, ग्राहक त खतरा खतरा आउँदो रहेछ नि त, पुरै बाहिरैबाट हेलो खुसबु गर्दै।
2: होइन, यो मान्छे यस्तै छ, त्यही तिम्रो विवेक दाई पाराको केटी देख्यो कि मस्किन थालिहाल्छ।
3: मलाई नि त्यस्तै लाग्यो, कहाँको मान्छे रहेछ?
2: ऊ त्यही त्यो ग्यारेजवाला घरबेटीको छोरो हो, प्राय उधारोमा सामान लाने गर्थ्यो, आज त पैसा दिएर गयो।
3: तिमीलाई देखेर होला नि मक्क परेर पैसा दिएको।
2: चुप लाग, तिमीले फेरि यस्तो फाल्तु कुरा गर्न कहिलेबाट सिक्यौ?
3: बजारमा घर पसल भएकोलाई त के छ र, बसेका छन् खाएको छन्।
2: भन्ने मात्र हो, एउटा साबुन किनेर 10 रुपियाँ उधार राखेर जान्छ।
3: तैपनि पैसा नभएर हामीलाई जस्तो तनाव त हुँदैन नि।
2: के तनाव भयो र तिमीलाई?
3: के भन्ने, भनेको बेला घरबाट तिर्न पनि गाह्रो हुन्छ, अलिअलि पैसा भएपछि यसो केहीमा लगानी गरौँ कि भने कहिल्यै पैसा नहुने भयो।
2: केमा लगानी गर्ने मन गर्यो र आयुष?
3: यसो सेयर बजारमा लगानी गरौँ कि भनेर, बरु पैसा छ भने हल्का सहयोग गर न खुसबु।
2: कति चाहिएको हो र?
3: त्यस्तै 8-10 हजार भए पुग्छ अहिलेलाई, आइपिओहरू आइरहे रहेछ त्यही भएर।
2: ए ए, अनि डिम्याट अकाउन्ट खोलेको छौ त?
3: डिम्याट? त्यस्तो त्यस्तो त छैन त मसँग त।
2: अनि अकाउन्ट नै नखोलेर लगानी हुन्छ त कहीँ? नढाँटी भन त, तिमीले सेयर बजारमा त होइन अन्तै खर्च गर्दैछौ, केमा खर्च गर्न लाग्छौ भन त आयुष।
5: जति गहिरो फेवा ताल, त्यति गहिरो हाम्रो माया जाल।
6: ओ रमा बहिनी, कति मिठो स्वर तपाईँको! तपाईँले यति मिठो गीत गाउनुहुन्छ भन्ने कुरा मलाई आजसम्म थाहा थिएन भने।
5: ए जगत दाई पो,
6: यति प्रेमिल गीत, यति चिटिको परेर ऐना हेर्दै गाउनु भएको छ
5: दाई पनि।
6: अनि उत्सव भाइले देखिन नि बहिनी, कि कुखुराको खोर भित्रबाट अहिले बनैमा शीतल छायाले हो भन्दै निस्किने त होइन नि?
5: कहाँ खोरमा हुनु दाई, उत्सव त ढावातिर गएका छन्, अनि आमा पनि समूहको बैठकमा जानुभएको छ, सन्देश स्कुलमा, घरमा त छोडेर म मात्रै।
6: ए तर रमा बहिनीको स्वर चाहिँ असाध्यै मिठो है। फेरि एक लाइन गाइदिने हो कि?
5: दाई पनि गाउनै आउँदैन मलाई।
6: अब यति मिठो स्वर सुनेपछि सानी मात्रै होइन ठुल्ठुला पनि मक्ख पर्छन् नि बहिनी, होइन र छोली? उसलाई पनि मेरो कुरा मन पर्यो। जे होस्, आमा छोरी दुवैको स्वर मात्र होइन रूप पनि उत्तिकै उज्यालो छ के।
5: दाई पनि बच्चा बच्ची सबैका मुख त उज्यालै हुन्छन् नि।
6: त्यो पनि हो हुन त, तर तपाईँ पनि भर्खरकी जस्तो देखिनु भएको छ। दुईवटा बच्चाको आमा भनेर त कसैले पनि पत्ताउन नै।
5: उमेरले भर्खरै भए पनि व्यवहारले बुढो बनाइसक्यो दाई। अब त यसो रोजीरोटीकै लागि भए पनि केही कामकाज गर्न पाए हुन्थ्यो बरु।
6: भनेपछि जागिर खाइराखेका मान्छेलाई फेरि जागिर खान मन लाग्यो जस्तो छ है।
5: अँ दाईले कस्तो मनकै कुरा बुझ्नुभएको, लेखक भनेको चाहिँ लेखकै हो है।
6: त्यति त म पनि बुझिहाल्छु नि।
5: साँच्चै दाई, ललिता दिदीले हजुरसँग मेरो बारेमा केही कुरा गर्नुभएको थियो?
6: तपाईँको कुरा तर के कुरा सिरियस थियो र?
5: होइन होइन दाई, सिरियस होइन, यही कामकै कुरा कि, दिदीसँग नि भनेको थिएँ मैले।
6: ए त्यस्तो त केही कुरा पनि भएको छैन हाम्रो।
5: नानी पनि 7 महिना पुग्छ, अब बिस्तारै हुर्किहाल्छ, कतिन्जेल खाली बस्नु भनेर नि दाई।
6: कुरा त ठिकै हो, ललिताले पनि त्यस्तै 5-6 महिनाबाटै सुरु गरेकी हुन्।
5: त्यही भएर मैले पनि जागिर खोजिरहेको दाई।
6: तर मेरो पो पेसा सजिलो थियो, घरमै बसेर छोरीहरू हेर्दै लेख्ने गर्थे।
5: तपाईँ जस्तो श्रीमान पाउने ललिता दिदी त एकदमै भाग्यमानी हुनुहुन्छ नि। हुन त हाम्रो पनि उत्सव छन्, आमा हुनुहुन्छ, दुईजनाले एउटा नानी त हेरिहाल्नुहुन्छ नि, सन्देश त हुर्किहाल्यो।
6: उत्सवले छोरी हुर्काउने काममा भने साथ दिएकै होला नि होइन?
5: बेला बेलामा छोरी हुर्किसकि मेरो काम सकियो भन्ने गरे पनि अहिलेसम्म चाहिँ राम्रै साथ पाएकी छु दाई मैले।
6: ल ठिक छ, म कतै कुनै काम भयो भने भनौँला नि है। बरु यसबारेमा तपाईँले उत्सवसँग अनि निम्कोली आन्टीसँग सल्लाह त गर्नु भएको छ नि?
5: यसमा के सल्लाह गरिरहनु पर्छ र दाई, पहिला पनि काम गरेकै हो नि।
6: त्यही पनि यसो घर सल्लाह गर्नुभयो भने विवाद बढ्दैन नि।
5: त्यो त हो, अप्ठ्यारो नमान्नु होला है दाई, पैसादेखि जागिर खोज्ने कामसम्म तपाईँलाई नै भन्छौँ हामी त, आमाले पनि उल्टै तपाईँहरूलाई नै देखिसक्नुहुन्न फेरि।
6: बुढाबुढी मान्छे त्यस्तै त हो नि।
5: एउटा कुरा भनौँ दाई।
6: भन्नुहोस् न।
5: तपाईँले मलाई तपाईँ भनेको कस्तो कस्तो अप्ठ्यारो लाग्छ भने, तिमी भन्दा भइहाल्छ नि, म त तपाईँभन्दा उमेरले पनि धेरै सानो हो नि।
6: अब एकाएक तिमी भन्दा भन्नेलाई त अप्ठ्यारो, सुन्नेले झन् कसरी लिने हुन् फेरि।
5: हामी दुई बिचको कुरा दुनियाँलाई के मतलब, यसमा पनि दुनियाँले कसरी लिने हुन् भनेर चिन्ता मान्नु त।
7: गुरुदेवी दिदी छिटो गरौ न, घरको काम त्यत्तिकै छ। आ नकराई रिता, जब महिनाको एक दिन भेला हुँदा पनि घर नै बित्छ है तँलाई। तपाईँको पो घरमा बुहारी छे।
8: गर्छे त्यसले,
7: कसैले नपाएको छोरी पाकी छे, अलिकति काम गर्नु पर्यो कि थकाइ लाग्यो भन्न थालिहाल्छे।
8: सासु सहने भएर नि, मेरो जस्तो सासु पढ्नुपर्ने इन्दुलाई अनि थाहा पाउँथे।
7: हरे फेरि सुरु भयो है तपाईँहरूको गनगन। लौ न गफ मात्रै गरेर नबसौ न, पैसा दिँदै गर्नु त, म टिप्दै जान्छु। कस्तो हतार गरे कि रिता, आमा समूहको बैठकको नाममा महिनाको एकपटक भेला हुनु छ, त्यही पनि हतार गर्छौ। अरूहरू आउँदैछन्, एकछिन पख न।
9: आ भन्या समयमा कोही आइपुग्दैनन्, आफूले यहाँ कस्तो बितिसक्यो।
7: हरे कसैको नभएको घर, ए जालिस है एकछिनमा।
8: हामीले बस बस भनेर मात्र हुन्छ र, उसको पैटिल्लो परेर घर आइपुगेर खोज्ला, अरू आउँदै गर्छन्, हामी यहाँ भक्काले पैसा दिँदै गरौँ न। हिसाब खातामा पैसा चढा न त रिता। ल मेरो 500 रुपियाँ।
7: ए रिता लाउ त लाउ, मेरो पनि लेख।
9: अरे हेर यो घनश्यामको ताल खत्तमै भएर गयो।
7: त्यही त, पहिला त तास मात्र खेल्थ्यो, अहिले त बिहानदेखि टिल्ल परेर हिँड्या मात्र देख्छु।
9: तिमको कुरै गरेर साध्य छैन, पहिला जुवा खेलेर सम्पत्ति सिध्याए, अहिले सम्पत्ति सक्या पिरमा रक्सी हारिन्छन्। पोइबाट कहिले सुख नहुने भयो मलाई।
8: सम्पत्ति पनि थोरै सकाएको हो र भने, त्यत्रो खेत सबै बेचेर खायो, अहिले पछुतो मानेर के काम।
7: पछुतो नि के लाग्यो होला र खै, जोड्याले जाँड खाने बहाना खोज्या होला नि।
9: पहिला त त्यसरी रक्सी खाँदैन थियो है प्रेम कुमार दिदी।
7: अँ हो नि, आमा पनि सानैमा बित्थिन्, राम्रो नराम्रो सिकाउने मान्छे कोही भएन त्यसलाई।
8: त्यसो होइन दिदी, बिग्रिने मान्छे त्यसै पनि बिग्रिन्छन्।
7: आमा बाउले सकेसम्म छोराछोरीलाई तल नै लगाएर राखेका हुन्छन् के कान्छी, अब स्वाइनीले लोग्ने तलाउने कुरा आएन, त्यसमाथि पनि रिता जे भने पनि सहने खालके छ।
8: खै आमा बाउ भएका छोरछोरी पनि बिग्रेर हिँड्या देखाएको छ हामीले। अरूलाई भन्न सजिलो छ दिदी, फेरि तपाईँका छोराछोरी पनि गतिला त होइनन् है।
7: किन त्यस्तो भन्छौ है कान्छी माया, मेरो छोराछोरीले के गरेर त्यस्तो
8: सौगातको कुरा गरेको होला के, छोडिदेऊ।
7: छोरो मान्छे हो, मन पर्या केटी मन पर्यो भन्यो, के गल्ती गरेर हामीले हुँदैन भनेपछि अहिले खुरु खुरु आफ्नो काम गरेका छ बसेका छ, कसैलाई के हो।
8: छोरा मान्छे हो भनेर सौगातको ओड त ढाक्नु भयो दिदी, छोरीलाई चाहिँ अलि सम्हालिन सिकाउनु भएको भए हुन्थ्यो, छोरी मान्छेको इज्जत त एकपटक गएपछि फर्काउन गाह्रो हुन्छ है।
7: होइन, मैले तिम्रो कुरा साँच्चैकै बुझिन। कुसुमले गरी चाहिँ के,
9: कस्तो थाहा नपाएको जस्तो गरे प्रेम कुमार दिदीले? गाउँले थाहा पाउने, आफ्नै घरकाले थाहा नपाउने, त्यस्तो नि हुन्छ र भने? होइन त गुणदेवी दिदी।
7: ए बाबा, भयो के भयो, छोडिदेऊ।
9: होइन, यिनीहरूले कुसुमको बारेमा के कुरा गरेका गुणदेवी दिदी, तपाईँलाई थाहा छ र केही?
7: लौ, कुसुम र एउटा केटो इन्दुको कोठामा चुकुल लाएर बसेको भेटाएको भन्ने कुरा तपाईँलाई थाहा छैन र प्रेम कुमार दिदी?
9: लौ, के कुरा गरे कि तिमीले रिता? कसले भने त्यस्तो नचाहिने कुरा?
8: हावा नचली पात हल्लिन्छ। झन् गुणदेवी दिदीले आफ्नै आँखाले देख्या कुरो।
9: नभएको कुरा नगर है कान्छीमा।
8: गुणदेवी दिदी, मैले बढी कुरा गरे हो कि साँच्चीकै हो भनिदिनु त?
7: यिनीहरूले नभएका कुरा के गर्थे र? अलि दिन अघि मात्रै मैले खुद आफ्नै आँखाले देखेको
9: कुरा त्यस्तो थियो भने त तपाईँले मलाई त्यही दिनमा भन्नुहुन्थ्यो होला नि दिदी। यतिन्जेल किन चुप लागेर बस्नुहुन्थ्यो र?
7: अब छोरीलाई बैस चढुन्जेल माइतीमा राखेपछि यस्तै हो। मैले भन्या बेलामा खुरुक्क बिहा गरेर पठाइदिएको भए आज यो दिन देख्नु पर्थ्यो? अब मुख लुकाएर हिँड्ने हो कि नाक छोपेर हिँड्ने हो, त्यस्तै पारियो कुसुमले।
9: के कुरा गर्नुहुन्छ दिदी, मुखै लुकाएर हिँड्नु पर्ने के काम गरिरह्यो कुसुमले?
7: अब मलाई के सोच्यो है प्रेम कुमारी, त्यस दिन इन्दुको कोठामा डामडुम ढोका लगाएर त्यो केटासँग के गरिस् भनेर आफ्नै छोरीलाई गएर सोध न।
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
10: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको कानून अनुसार नाबालिग भन्नाले कति वर्ष उमेर नपुगेको व्यक्ति बुझिन्छ? यसको सही उत्तर हो 18 वर्ष। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत झापाबाट ठाकुर सिंह गुरुङ, मुगुबाट कमला रावल, दार्चुलाबाट गौरी बोहरा र झापाबाट विशाल बराल विजेता बन्नुभएको छ। यहाँहरूलाई धेरै धेरै बधाई, तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ। साथै अङ्क 1-46 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत कञ्चनपुरकी हिना बोहरा सुपर विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई हिनाजी, तपाईँले स्मार्टफोन जित्नु भएको छ। पुरस्कारका लागि हामी तपाईँलाई सम्पर्क गर्नेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ?
11: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुनाफल
1: अङ्क 46
2: कस्तो कटक्कै मन खाने बिरुवाको गीत गाइन आफै थाम्नै सकिनँ मैले त. ए निमगली दिदी सन्चै हुनुहुन्छ नि दिदी?
3: तनलाई त सन्चै छ, मन भने यस्तै त हो. कहिले पुग्छ चङ्खेलीका लेख, कहिले कर्णालीका छान. ए सन्देश, के उभिरा बस त यहाँ?
4: हस आमा.
2: जे होस्, नाति बजेको सङ्गत बढ्या छ अझै.
3: मेरो नातिले मलाई माया गर्छ, मेरो बुढेसकालको सहारा यही त हो. खा खा चाउचो, नपुगेर खा त्यास. अनि चकचक पनि नगर, चकचक गरिस् भने फेरि अर्को चाउचाउ किन्दिन नि.
4: गर्दिन आमा, म उता खेल्छु नि है.
3: खेल खेल, धेरै उता दिलतिर चाहिँ नजानु नि, लडिन्छ फेरि.
4: हस आमा.
3: नैन ज्यान त खरलप्पै सुकेछ त तिम्रो. के भनेदेखि यसो मिठो मसिनो खाने गर्दिनौ कि के हो?
2: पाकेको खानकी पनि एक्लो घाँटीमा त नछिर्दो रहेछ दिदी.
3: तिम्रा पोरी नेपाल फर्किन न अरे.
2: मैले आङ खस्ने व्यथा लागेको कुरा पनि भनेकै हो. अब आउँछु आउँछु भने पनि कति महिना भइसक्यो, आउन्नन् खै.
3: अनि छोराबारी नि छोराबारी, उनीहरू गाउँ फर्किन्न रे?
2: पहाडमा खनी खोस्टी गरेर खान गाह्रो भयो भनेर सहर सरेका के फर्किन्थे त नि.
3: मेरो पनि त्यस्तै छ हेर. के भनेदेखि बुढा खसेपछि अरू छोराछोरी सबै लाखापाखा लागे, कान्छो छोरो भनेर यही उत्सवसँगै बसे. पहिला पहिला तोलाको वचन खोलामा जान दिन्थेन, अहिले त बोले साध्यै हुन्न, मुखमुखै मुखमुखै.
2: सबैका त्यस्तै रहेछन्, कसको पो गतिलो छ र. कली लागेको कि खै के भन्थे त्यही हो कि.
3: के भनेदेखि छोराहरू स्वास्नीको फरियामा बेरिन थालेपछि बाउ आमाबाट पराई हुँदै जाँदो रहेछन् नैन.
2: अचेल फेरि झै झगडा पर्या हो र दिदी.
3: उत्सवको रात दिन तिनै आमा छोरीको गुमुत धुँदैमा बित्न थाले छ. छोरो भएर यसो किन गर्छस् भन्दा मसँग मुखमुखै लाग्छ.
2: मेरो पनि त्यही भए त हो नि दिदी. बिहे गरेको छ महिनामै स्वास्नीको कुरा सुनेर छोरो घर छोडेर उसैको पछि लाएर हिँड्यो. धन्न उत्सव त तपाईँसँगै छ नि.
3: सँगै छ भनेर पो क्या हार्नु. के भनेदेखि स्वास्नीले के सिकाएकी छे कुन्नि? घर धितोमा राखेर ब्याङ्काबाट ऋण निकालौँ भन्दै थियो अस्ति त.
2: हो र? अनि
3: न त्यसले स्वास्नीका कुरा सुन्न छोड्यो, न मैले घर राखेर ऋण निकाल्न दिएँ.
2: ठिक गर्नुभएछ दिदी. अहिले मेरो छोरा बुहारी भनेर दियो, पछि बेचबाज पारेर घरमा घाटको पार्दा रहेछ.
3: यसको हजुरबाउले दुःख जेलो गरेर खाइ नखाइ जोडेको सम्पत्ति हो. धन्न पछि बजार बढ्यो. त्यो घर बनाउने बेला काठ र ढुङ्गा बोक्दा गएका ढाडका छालाको दाम अझै होला नि. यतिकै दिन्छु?
2: हो त नि दिदी, दिनुहुन्न.
3: पछि परानले छोड्ने बेलासम्म यसका हजुरबाले छोराहरूको भर छैन.
2: त्यही त दिदी,
3: बुढेसकालमा दुःख पाउलिस्, घर चाहिँ कसैलाई नदिएस्, पछि बजार बढ्ला, यो घरले पनि भाउ पाउँछ भन्या झल्झली सम्झन्छु.
2: के गर्नुहुन्छ, छोरा बुहारीको ध्याउन यही सम्पत्तिमा हुने रहेछ. हुन त पछि खाने पनि तिनीहरू नै हो.
3: मेरो सम्पत्ति मेरो मर्जी. के भनेदेखि खाए नि यी, बरु यही नातिले खाला, पछि दिन्छु तिनीहरूलाई खुब.
2: तागत हुन्जेल त लड्नु होला दिदी. अनि तागत सकिँदै गएपछि नि?
3: अझै त ज्याना रगत तागत दुवै छ नि नैन. के भनेदेखि तिनीहरूका अघि झुकुम लार म, बरु तिनीहरूलाई नि घरबाट भूत लखेटे जै लखेट्छु.
2: छोरा त आफ्नै हो नि, त्यसमाथि कान्छो छोरो मायाको पोको
3: हुन त हो, तर साह्रै जोइ टिङ्ग्री हुन थाल्यो त के गर्नु. के भनेदेखि त्यसको बानी सुधार्न पनि मैले रमालाई घरबाट धपाउने जुक्ति निकालिसकेका छु, बुझ्यौ?

0: हे प्रभु, मेरो घर परिवार सबैको रक्षा गर्नुहोस्। हे भगवान्, जय माता रानी, जय त्रिपुरा सुन्दरी।
1: सौगात काबा, त्यो आरी दिनु त
0: यो
1: अर्को सानो चाहिँ दिनु न, आज नुहाउने धेरै लागेको छैन क्या।
0: ल ल,
1: भगवतीले भनेको कुरा हो नै रहेछ भने के गर्ने होला बुढो।
0: अब तिनका कुरा पत्याएर पनि हुन्छ?
1: अस्ति पनि दुईजना बाटोमा गफ गर्दै थिए भन्दै हुनुहुन्थ्यो गुरुदेवी दिदी।
0: अब गफै गर्दैमा तिनीहरू बीच केही छ भन्ने हुन्छ र भने।
1: यो बुढोको कुरो सुनेर पनि पारो तात्छ भने हावा नचली पात हल्लिन्छ।
0: हाम्रा सौगातले प्रगति गर्ला भन्ने रिसले नाम बिगार्न खोजेका पनि त हुन सक्छन् नि।
1: सौगातले महेशलाई आफ्नै मुखले भने अरे, महेशले बढी कुरा गर्ला त आफ्नै स्वाइनीसँग।
0: अब हेर, सौगातको ठगुर्नाको पसलमा जाने काम परिरहन्छ। कामले गए बेला अप्सरासँग गफ गफ भयो होला। एउटी केटीसँग गफ गर्दैमा त केही हुन्न है।
1: खै के हो के हो,
0: नौनी निकालिसकिएन?
1: सक्यो।
0: भात पस्किन त, भोक लागिसक्यो।
1: मलाई त खान पनि मन छैन। दिउँसो भगवतीले त्यो कुरा सुनाएपछि त टाउकै भारी भइरहेको छ।
0: हेर प्रेम कुमारी, तनाव मात्र लिएर केही हुँदैन। अहिले सौगात आउँछ अनि कुरा गरौँला। ल भात पस्कि। अनि कान्छीले खाए?
1: खाइसके। आज स्कुलको पाठ धेरै छ रे, कोठामा पाठ भोग्दै होली।
0: तरकारी के पकाएको त?
1: मस्यौरा र आलु।
0: अचार बनाइनस्?
1: अँ, खुर्सानी पोलिदिएको छु।
0: सौगात पनि आयो त, त्यसलाई नि पस्के भयो। ल त पनि हात धोएर भात खान आइज सौगात।
2: म त एकछिनमा खाउँला, बरु एक बटुको मही दिनु न आमा, कस्तो खर भएको छ।
1: ल
2: अनुहार कस्तो अँध्यारो भएको छ आमा, सन्चो भएन?
1: खै सन्चो छ भन्नु कि छैन भन्नु, छोराछोरीले शिर ठाडो पारेर हिँड्न दिए पो
2: के भएर?
0: तेरा बारेमा गाउँभरि हल्ला चल्या छ।
2: मेरा बारेमा के हल्ला?
1: अप्सरालाई माया गर्छस् रे त तैँले, कुरा के हो?
2: कसले भने?
0: कसले भन्यो भन्दा पनि यो कुरा हो कि होइन भनेर हामी तेरै मुखबाट सुन्न चाहन्छौ।
2: अब मैले के भन्ने?
0: जे हो त्यही भन्ने। गाउँले बढी कुरा गरे हुन् कि हाम्रै मुन्छेको बुद्धि बिग्रिया हो, हामीले पनि त थाहा पाउनु पर्यो।
2: अब कसैलाई मन पराउँदैमा बुद्धि बिग्रिया हुन्छ र बुवा।
0: ए, यसको मतलब गाउँलेका कुरा सही होइन त?
1: देख्नुभयो, मैले भगवतीले नभएको कुरा गरे होइन भने होइन तपाईँलाई।
0: ठुक्क मुर्दार, यही दिन देखाउनलाई तैँले आजसम्म बिहा नगरी बस्या होला होइन? अर्का कि स्वाइनीसँग नाम जोड्न अलिकति पनि लाज लागेन तँलाई?
2: अप्सरा अब आफ्नो श्रीमानसँग बस्दै बस्दिन भने हामीले एकअर्काले मन पराउँदा के गलत भएर गयो?
0: हेर सौगात, तँ मसँग यस्ता कुरा नगर। जे हुनु भइगयो, हामीलाई आफ्नो छोराको लागि त्यस्तै केटी चाहिँदैन, बुझिस्?
2: तपाईँले छोड भन्ने बित्तिकै छोड्न सक्ने हो र बुवा। म अप्सरालाई माया गर्छु र उसैसँग आफ्नो सम्पूर्ण जीवन बिताउने निर्णय गरिसकेको छु।

0: यो राजु फेरि रुन थाल्यो। ओए कसैले यसको गर्लफ्रेन्ड बोलाइदेऊ न, यो त रुँदा रुँदै मर्ने भयो यार।
1: अस्तिदेखि नै शिवरात्रिमा शिवजीको बुटी खाने भन्दै थियो, आज शिवजीको बुटी खाएपछि त आफ्नै बुटीलाई दुःख दिइरहेछ।
0: आज यसको बुटी भाँचिन्छ यार, यो त लास्टै गर्न थाल्यो त केटा।
2: घटुवा भन्ने चिज यस्तै, खाएको पनि थाहा नपाउने, लागेको पनि थाहा नपाउने, बुझ्यो
0: सम्झिँदै रुँदै गर्छ यार। ओ राजु अलिअलि त तेरो मालुलाई राख्दैन यार, कति एक्लो हुन्छ त।
2: ओए किसन हे त त्यो गयो त।
0: ओए ओ राजु पख, म आउँदैछु है।
1: यसलाई धेरै खान नदे भनेको कसैले मानेनौ यहाँ त, मलाई नि त्यस्तै हुन लागिसक्यो यार।
2: के भयो तँलाई फेरि, कि तँ पनि रोजिनालाई सम्झेर रुन्छस् केटा?
1: त्यस्तो होइन क्या यार,
2: अब रोजिनाको यादले झम्म परिरह होला तँलाई त।
1: के भन्नुभयो तपाईँले फेरि, होइन अहिले रोजिनालाई सम्झेर याद गरेर के पाउनु छ र?
2: पाउने जति त अस्ति भ्यालेन्टाइन डेमै पाइस होला नि।
1: के पाइन्थ्यो र, यसो हात छुँदा शरीरैभरि काँडा उठ्छन्।
2: कुरा बनाउँछ मोला, भित्रभित्रै कार्यक्रम सम्पन्न गरिसक्यो होला।
1: त्यत्रो मेरो आँटै कहाँ छ र?
2: ए आँटी नभएको पो। यहाँ त आयुष र रोजिनाले छरे डाँडा बाँकी राखेनन् भन्ने हल्ला पो छ त केटा।
1: कसले चलाउँछ यार यस्तो हल्ला बेकारमा?
2: नभइकन त हल्ला पनि त चलेन होला नि, अब हावै नलागि पात त हल्लिँदैन क्या अरे।
0: बल्ल गयो यार।
2: अनि कहाँ लगेर छोडिस् त किसन त्यो राजुलाई?
0: कहाँ हुनु नि, त्यही त्यसकै घर अगाडि बसेको छु नि। पछि त्यसका भाउ खराउन थाले, म त भागिहालेँ नि।
2: ए आयुष, अघि के पो भन्दै थियौँ नि हामी?
1: छार्नु न यार दाइनी कुरा।
2: भन्न भन् के हो?
0: कुन त्यो सहरे ठाँडाको?
2: तैँले पनि थाहा पाएर जस्तो केटो।
0: धेरै त थाहा छैन, अलिअलि मात्रै। त्यो होमस्टे कि के भने सुनेको थिएँ अलिअलि।
2: होमस्टे नै पुगिसकेको रहेछ त मान्छेहरू। के हो आयुष, मलाई ढाँटिस् कि क्या हो?
1: होइन यार दाइ, खासमा कुरा अर्कै छ के।
2: ए त्यो राजु फेरि आयो यार। जा ओए किशोर, जा त त्यसलाई पठाइदिए जा बाउ, जा यार, अहिले लफडा गर्छ त्यसले फेरि।
0: हेतेरी अब त यसलाई म घरभित्रै हालेर आउँछु भने।
2: ल ल भित्रै पठाइदिए, लैजा बाउ लैजा। ल भन आयुष, खास कुरो के पो भन्दै थिइस्, ल भन् त अब।
1: तपाईँलाई किन झुट बोल्ने र दाइ, त्यस दिन रोजिनालाई होमस्टेमा बसौ भनेर चाहिँ भने आऊ मैले, तर रोजिनाले नो भनेपछि अरू केही भन्ने आँटै आएन। कुरो त्यही हो दाइ।
2: मोला एकै पटकमा हुन्छ आइज भन्छ त नि, पहिलो पटकमा नाइ भने पनि अर्को पटक चुप लागिहाल्छ नि। तर ट्राई गर्न छोड्न हुन्न के, मौनता नै स्वीकृति हो भन्ने कुरा थाहा छ नि तलाई।
3: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको कानून अनुसार कति वर्ष उमेर पुगेपछि विवाह गर्न पाइन्छ? यसको सही उत्तर हो 20 वर्ष। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बझाङबाट धर्मराज जोशी, खोटाङबाट युनिसा राई, बैतडीबाट सुनिल चन्द र अछामबाट रूपश्री भट्टराई विजेता हुनुभएको छ। यहाँहरूलाई धेरै धेरै बधाई, तपाईँले ₹200 को रिचार्ज कार्ड जित्नु भएको छ। अब यो हप्ताका लागि प्रश्न रहेको छ, कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ? प्रश्न पुनः एकपटक, कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार शुक्रबार विभिन्न समसामयिक सवालमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज भने हामी निर्वाचनभन्दा अलिकति फरक तर एकदमै महत्वपूर्ण विषयवस्तु मानसिक स्वास्थ्यका विषयमा केन्द्रित भएर छलफल गर्दैछौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्नो विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। आज हामी नेपाल चौतारीमा मानसिक स्वास्थ्यका विषयमा छलफल गर्दैछौँ। हिजो 10 अक्टोबरको दिन चाहिँ विश्व मानसिक स्वास्थ्य दिवस भनेर मनाइन्छ र हाम्रो राष्ट्रिय प्राथमिकता सबैका निम्ति मानसिक सुस्वास्थ्यको व्यवस्था भन्ने मूल नाराका साथ चाहिँ हिजो विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो। यसै सन्दर्भमा रहेर आज हामी नेपाल चौतारीमा छलफल गर्दैछौँ। आजको विषयमा छलफल गर्न मसँग मनोचिकित्सक डाक्टर कमल गौतम हुनुहुन्छ। डाक्टर कमल गौतम टिपिओ नेपालका कार्यकारी निर्देशक पनि हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: हस्, धन्यवाद।
1: हजुर, आराम हुनुहुन्छ?
3: हजुर, सबै सन्चै छु।
1: हजुर, आज चाहिँ हामी अब खास यो नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिरहेका थियौँ। आज चाहिँ यो मानसिक स्वास्थ्यको बारेमा छलफल गरौँ भनेर आजको कार्यक्रम तय भएको छ। महत्वपूर्ण विषय पनि हो। अब आजको कार्यक्रमको सुरुमा चाहिँ जस्तो अब अलिकति यो मानसिक स्वास्थ्यको हामी कुरा गरिरहेछौँ। हिजो विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो। यो नेपालमा चाहिँ मानसिक स्वास्थ्यको यो अवस्था कस्तो छ अथवा यो मानसिक स्वास्थ्यलाई कसरी बुझ्ने गरिएको छ? आजको कार्यक्रमको सुरुवात चाहिँ यही प्रश्नबाट गरौँ डाक्टर साहब।
3: हजुर, प्रश्नको लागि धन्यवाद। विशेष गरी नेपाल जस्तो विकासोन्मुख देशमा चाहिँ मानसिक स्वास्थ्य भनेको चाहिँ एक प्रकारको गम्भीर मानसिक स्वास्थ्य समस्या, विशेष गरी अब आफूलाई चेतना नभएको होइन, त्यसरी आफ्नो ख्याल गर्न नसक्ने, अरूप्रति शङ्का गर्ने, असाधारण व्यवहारहरू देखाउने, एक्लै पराउँदै हिँड्ने, यस्तो खालको गम्भीर खालको मानसिक स्वास्थ्य समस्या वा नेपाली समाजमा चाहिँ यसलाई विपरीत रूपमा चाहिँ पागलपन भनेर पनि बुझ्ने गरेको छ। विशेष गरी मानसिक स्वास्थ्यलाई चाहिँ यही खालको गम्भीर मानसिक स्वास्थ्य समस्यामा मात्र लगेर चाहिँ बुझ्ने गरेको पाइएको छ, जुन चाहिँ गलत हो। र अर्को कुरा चाहिँ के छ त भन्दाखेरि हाम्रो जस्तो विकासोन्मुख देशमा चाहिँ यही जनचेतनाको कमीका कारणले गर्दाखेरि, त्यसै गरी दक्ष जनशक्तिको अभावका कारणले गर्दाखेरि र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूप्रति लगाइने विभेद तथा कलङ्कका कारणले गर्दाखेरि चाहिँ धेरै जसो व्यक्तिहरू चाहिँ मानसिक स्वास्थ्य सेवामा प्रायः जसो आउने गर्दैन। लगभग

0: गर्दछ। अब यसबाट पनि हामीले के बुझ्न सक्छौँ भन्दा समस्या चाहिँ निकै छ। पछिल्लो समय COVID-19 को संक्रमण, त्यसै गरी भूकम्प लगायत महामारी, विभिन्न प्राकृतिक तथा मानव सृजित जुन यो डिजास्टरहरू छन्, यसका कारणले मानसिक स्वास्थ्य समस्या चाहिँ बढ्ने क्रममा छ। तर समस्याको लागि उपचार परामर्श लिन आउने व्यक्तिको संख्या कम रहेको हुँदा यो खाडल अझ ठुलो हुँदै जाने हो कि यसले अन्य अरू समस्याहरू निम्त्याउँछ कि भन्ने डर त्रास चाहिँ स्वास्थ्य विशेषज्ञको रूपमा चाहिँ मैले
1: हजुर। अब जस्तै मानसिक स्वास्थ्यको कुरा गरिरहँदाखेरि चाहिँ जस्तै एकदमै बारम्बार सुनिने शब्द भनेको चाहिँ डिप्रेसन भनेर भन्छौँ। विश्वको यसो तथ्याङ्क हेर्ने हुँदाखेरि चाहिँ विश्वमा हरेक वर्ष करिब 30 करोड मानिसहरू चाहिँ यो डिप्रेसनको शिकार भइरहेका छन् भनेर यो भनिँदो रहेछ। अब जस्तै यो डिप्रेसन भनिन्छ एउटा, अर्को चाहिँ तनाव भनिन्छ, चिन्ता अनि मनोरोग पनि भनिन्छ होइन, त्यस्तै गरी मानसिक समस्या, स्वास्थ्यको कुरा गर्दा समस्याको कुरा गर्छौँ, यसलाई हामीले एउटै डालामा राखेर बुझ्न सक्छौँ अथवा यसलाई अलिकति फरक तरिकाले बुझ्नुपर्ने भने कसरी बुझ्न सकिन्छ?
0: हजुर, अब यो शब्दावलीहरूलाई चाहिँ हामीले कतिपय समय चाहिँ एकै प्रकारले बुझिएको हो कि भन्ने पाउँछौँ नेपाली समाजमा। यद्यपि यी शब्दावलीहरूको आफ्नै एउटा अर्थ छ। जस्तै हामीले तनाव भन्नाले चाहिँ जीवनमा दैनिक रूपमा आइपर्ने जुन खालका घटनाक्रमहरू छन् त्यसलाई हामीले तनावका रूपमा लिन्छौँ। अब तनाव हुँदैमा सधैँ नराम्रै हुन्छ पनि भन्ने छैन, किनकि तनावसँग जुझ्दै जाँदाखेरि हामीले तनावसँग कसरी जुझ्ने भन्ने कुराहरू सिक्छौँ, त्यो तनावसँग एउटा रेजिलियन्स हामीले विकास गर्छौँ, र भविष्यमा आइपर्ने तनावहरूलाई पनि कसरी हामीले ट्याकल गर्ने भन्ने कुरा चाहिँ हामी त्यो तनावले सिकाउँछौँ। त्यही भएर तनाव भनेको सधैँ नराम्रो भन्ने चाहिँ हुँदैन। अब डिप्रेसन भन्दाखेरि चाहिँ हामीले सामान्यतया डिप्रेसन र एङ्जाइटी डिसअर्डर दुई प्रकारका यी डिसअर्डर छन्। यिनीहरूलाई हामीले साधारणतया देखिने मानसिक स्वास्थ्य समस्या पनि भन्ने गर्छौँ, र विश्वव्यापी रूपमा र नेपालमा पनि हेर्दाखेरि सबैभन्दा बढी व्यक्तिहरूलाई चाहिँ असर गर्ने भनेको समस्या यी दुईवटा हुन्, कमन मेन्टल डिसअर्डर भन्छौँ हामीले। र यो यसमा चाहिँ व्यक्तिलाई चाहिँ त्यो जो व्यक्ति प्रभावित छ उसलाई चाहिँ मलाई यो रोग लागेको छ भन्ने खालको हेक्का चाहिँ रहन्छ। यो खालको अवस्था हो जसमा चाहिँ डिप्रेसनमा अलिकति कम्तीमा 2 हप्तासम्म चाहिँ मनमा एकै नासले दिक्क खिन्न वा नरमाइलो लागिरहने, आफूले नियमित रूपमा गर्ने क्रियाकलापहरू गर्न सम्पन्न गर्न नसक्ने, त्यसै गरी पहिले रमाइलो लाग्ने रुचि लाग्ने क्रियाकलापहरूमा क्रमशः रुचि घट्दै जाने, निन्द्रामा कमी आउने, खानाको रुचि कम हुँदै जाने, र बिस्तारै जीवनप्रति निराशावादी सोच आउने, र कतिपय अवस्थामा आत्महत्याको बाटोसम्म डोर्याउने, यस्तो खालको अवस्थालाई चाहिँ हामी डिप्रेसन भनेर बुझ्ने गर्छौँ। यो धेरै चाहिँ डिप्रेसन र एङ्जाइटी चाहिँ प्राय जसो हामीले देख्ने गरेका समस्या हो। त्यसै गरी अब अर्कोतिर छ गम्भीर खालको मानसिक स्वास्थ्य समस्या, जुनमा चाहिँ सो व्यक्तिलाई चाहिँ चेतना हुँदैन, यो मलाई रोग लागेको छ भन्ने कुरा हुँदैन, उसलाई चाहिँ अन्य व्यक्तिहरूप्रति शङ्का लागिरहेको हुन्छ, अन्य व्यक्तिले मलाई षड्यन्त्र गरिरहेका छन्, मार्न खोजिरहेका छन् भन्ने खालको भ्रम पनि रहेको हुन्छ, र मलाई यो रोग लागेको छ भने चेतना हुँदैन कि यो जे भइरहेको छ यो सबै रियल हो भन्ने खालको कुरा हुन्छ। यसलाई चाहिँ हामी स्वास्थ्य समस्या वा साइकोसिस पनि भनिन्छ। अब नेपालमा यसलाई विकृत रूपमा पागलपन भनेर बुझिन्छ, यद्यपि यो भाषा चाहिँ हामीले सभ्य रूपमा प्रयोग नगर्नु नै भनेर भन्छौँ। र हजुर, यस्तो खालको समस्या छन् र यसको आफ्नो चाहिँ मिनिङ छ र यी फरक खालका चाहिँ डिसअर्डर हुन्। र अब हामीले रोग भन्दाखेरि चाहिँ जब त्यो व्यक्तिलाई चाहिँ समस्याको रूपमा यी समस्याहरू क्षणिक रूपमा जस्तै हामीलाई कहिलेकाहीँ तनाव हुँदा, कहिलेकाहीँ नरामाइलो लाग्नु, कहिलेकाहीँ उदास हुनु, कहिलेकाहीँ अलिक चिन्तित रहनु, मानव एउटा इमोसनको एउटा स्वाभाविक प्रक्रिया पनि हो। तर जब त्यसले चाहिँ बिस्तारै असर गर्दै जान्छ र त्यस व्यक्तिमा चाहिँ त्यो अधिक लक्षणहरू आउन थाल्छन्, अलि लामो समयसम्म रहन्छन् र दैनिक रूपमा त्यसले कार्य सम्पादन आफ्नो क्रियाकलापहरूमा असर गर्न थाल्छ भने त्यसलाई चाहिँ हामीले रोग भनेर भन्छौँ, मानसिक स्वास्थ्य समस्या वा मानसिक रोग पनि भन्ने गर्छौँ। यसरी चाहिँ हामीले यी शब्दावलीहरूलाई बुझ्यौँ भने सही ढङ्गमा बुझेको जस्तो देखिन्छ।
1: यहाँ डाक्टर साहब यहाँले भन्नुभयो नि, जस्तो यो मानसिक समस्या भएपछि देखिने लक्षणका कुरा गर्नुभयो, देखिने लक्षणका कुरा गर्नुभयो, जस्तो यो डिप्रेसनको कुरा गरिँदाखेरि चाहिँ हिडन डिप्रेसन अथवा नदेखिएको डिप्रेसन, नदेखिने खालको डिप्रेसन भनेर पनि भनिँदो रहेछ, त्यस्तो चाहिँ कसरी थाहा हुन्छ? अब देखिँदै देखिने त थाहा भइहाल्यो, नदेखिने पनि हुन्छ भन्ने खालको कुराहरू पनि रहेछ, यसलाई कसरी बुझ्ने?
0: हजुर, अब यो कस्तो छ भने देखिने र नदेखिने भन्ने ठ्याक्कै त्यस्तै प्रकारले त हाम्रो यो जुन मानसिक स्वास्थ्यको विज्ञानमा मनोविज्ञानमा हामीले त्यसलाई त्यसरी परिभाषित त गर्दैनौँ। तर पनि कस्तो हुन्छ भन्दाखेरि अब जुन यो हामीले सामान्यतया यस्ता खालको जुन डिप्रेसन एङ्जाइटी लगायतको डिसअर्डर चाहिँ इन्टरनलाइजिङ डिसअर्डर भन्छौँ, जुन चाहिँ बाहिरी रूपमा चाहिँ अरू व्यक्तिहरूले चाहिँ देख्दैन। जस्तै अहिले हामीले कुरा गरेको तपाईँको गम्भीर खालको मानसिक स्वास्थ्य समस्या छ भने अन्य व्यक्तिहरूप्रति शङ्का गर्ने, अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने, एक्लै बर्बराउने, बोल्ने खालका असामान्य

0: कुराहरू बाहिरी रूपमा देख्छौँ, त्यो भएर यसलाई एक्सटर्नलाइजिङ भन्छौँ भने, जुन यो डिप्रेसन एङ्जाइटी भनेको चाहिँ इन्टरनलाइजिङ, त्यो व्यक्तिले महसुस गर्छ र बाहिरी रूपमा चाहिँ त्यो व्यक्त अभिव्यक्त नहुने हुँदाखेरि कतिपय अवस्थामा चाहिँ हामीले देख्दैनौँ। तर पनि हामीले याद गर्नुपर्ने कुरा चाहिँ के छ त भन्दा, यो जुन मानसिक स्वास्थ्य समस्या भएका, डिप्रेसन भएका व्यक्तिहरूलाई चाहिँ हामीले विभिन्न चारवटा बुदाङ्गत लक्षणहरू चाहिँ देख्न सक्छौँ। एउटा चाहिँ सोचमा आउने परिवर्तन वा कग्निटिभ सिम्टम्स हामीले भन्छौँ, जस्तै एकदम निराशावादी सोचहरू आउने, भविष्य प्रतिको निराशापन, होइन, आत्महानि वा आत्महत्या सम्बन्धी सोचहरू लगायत इत्यादि हुन सक्छ। दोस्रो चाहिँ भावनात्मक लक्षण हुन्छ, एकदमै उदास, दिक्क मानेर बस्ने, एक्लै बस्ने, होइन, हुने, यस्तो खालको लक्षणहरू देख्न सक्छौँ। तेस्रो भनेको चाहिँ हामीले बिहेभियरल सिम्टम्स भन्छौँ वा व्यवहारिक रूपमा देखिने लक्षण, जस्तै डिप्रेसन हुँदाखेरि चाहिँ त्यो व्यक्ति अन्य व्यक्तिहरूसँग अन्तर्क्रिया एकदमै कम गर्ने वा नगर्ने, होइन, त्यसरी एक्लै बस्न रुचाउने, होइन, अलिकति रिसालु चिडचिडापन देखिन्छ, यो चाहिँ व्यवहारिक परिवर्तन हामीले देख्छौँ भने, त्यस गरी शारीरिक लक्षण चौथो भनेको चाहिँ यसमा चाहिँ जुन अन्तर्गत शरीरका विभिन्न भागहरू दुख्ने, झमझमाउने, पोल्ने, सिल्का हान्ने, टाउको दुख्ने, पेट दुख्ने, कम्मर दुख्ने लगायतका यस्ता शारीरिक लक्षणहरू पनि हामीले देख्छौँ। त्यो भएको यी चारवटा जुन कग्निटिभ, इमोसनल, बिहेभियरल र फिजिकल सिम्टम्स छन्, अब कतिपय व्यक्तिहरूले यी सबै चारैवटा विभिन्न खालका लक्षणहरू देखाउँछन्। लक्षणहरू केही तलमाथि फरकहरू चाहिँ हुन सक्छन् व्यक्ति पछि, तर समग्र रूपमा यी चार थरीका लक्षण देखिन्छ र जो व्यक्तिसँग घुलमिल गर्छ, नजिकबाट रहेको व्यक्ति, केही व्यक्तिहरूले यो लक्षणहरू याद गर्न सक्छन् भने, धेरै जसो समय चाहिँ यो आफ्नो मनमै र सीमित रहने कुरा भएको हुँदाखेरि मनोभावना आफूले अरूलाई नभन्दासम्म, व्यक्त नगर्दासम्म कतिपय अवस्थामा चाहिँ डिप्रेसन चाहिँ समयमै पहिचान नहुने गरेको र त्यसका कारणले गर्दा समयमा उपचारमा नआउँदाखेरि आत्महत्याका घटनाहरू, प्रयासहरू पनि भएको चाहिँ पाइन्छ।
1: हजुर, अब जस्तै कुराकानी के क्रममा छौँ हामी, जस्तै बालबालिकामा यो मानसिक समस्याका कुरा गर्दाखेरि बालबालिकामा त के समस्या होला र सबै कुरा अभिभावकको भरमा हुन्छ, अथवा बालबालिकामा त्यस्तो के चाहिँ समस्या होला र भन्ने पनि भन्ने गरिन्छ। बालबालिकामा चाहिँ कस्तो खालका मानसिक समस्या देखिन्छन् अथवा देखिने गर्छन्?
0: हजुर, अब एकदमै राम्रो प्रश्न सोध्नुभयो अनन्तजी। अब यसमा मैले चाहिँ के भन्न चाहन्छु भन्दा, हाम्रो समाजको बुझाइ के गलत छ भन्दाखेरि, हामीले चाहिँ बालबालिकामा नै मानसिक स्वास्थ्य समस्या हुन्छ र बालबालिका नै डिप्रेसन हुन्छ र मेरो बच्चालाई किन डिप्रेसन हुने त, मैले उसलाई लाउन दिएकै छु,
1: खाना दिएकै छु, हजुर,
0: पढाउँछु, म एकदम सम्पन्न परिवारमा छु, होइन, मसँग यति सम्पत्ति छ। धेरै जसो टाइम हामीले, जस्तै मैले आफूले क्लिनिकल्ली प्र्याक्टिस गर्दाखेरि पनि के पाउँछु भन्दाखेरि, र अहिले जुन एउटा म गैर सरकारी संस्थामा आबद्ध छु, त्यहाँबाट हामीले सामाजिक रूपमा काम गर्दाखेरि पनि के देखिन्छ भन्दा, मैले सबै त पुर्याइदिएको छु, किन बच्चालाई डिप्रेसन हुन्छ र बच्चाहरूलाई पनि एङ्जाइटी, डिप्रेसनको समस्या हुन्छ र भन्ने खालको प्रश्न चाहिँ पाइन्छ कि।
1: अब यो त्यो पनि जस्तो कुन उमेर समूहमा, जस्तो अब पाँच वर्षभन्दा मुनिकै अथवा दुई वर्ष तिन वर्षको अवस्थामा हुन्छ कि हुँदैन भन्ने पनि।
0: हजुर, अब यो चाहिँ कस्तो छ भन्दा, हामीले अब अहिले विश्वव्यापी रूपमा पहिलेको मान्यता चाहिँ के थियो भन्दा, यो मानसिक स्वास्थ्य समस्या चाहिँ किशोर अवस्थामा, बाल्यकालमा नभएर वयस्क अवस्थामा मात्र हुन्छ कि भन्ने खालको बुझाइ पनि थियो। तर पछिल्ला क्रममा हामीले के पाएका छौँ भने, अहिले ग्लोबल्ली जुन अहिले भएका अध्ययन अनुसन्धानले चाहिँ के देखाउँछ त भन्दाखेरि, लगभग 50% मानसिक स्वास्थ्य समस्या चाहिँ 14 वर्षको उमेरभित्र सुरु हुन्छन् र 17-18 वर्षको उमेरसम्म पुगिसक्दा चाहिँ लगभग 75-80% मानसिक स्वास्थ्य समस्याको जड जुन उत्पन्न हुने अवस्था चाहिँ त्यो उमेरभित्र सुरु भइसक्छ है भन्ने खालको चाहिँ अध्ययन अनुसन्धानले देखाएको छ। भनेपछि अब हामीले बालबालिका, किशोर किशोरीमा चाहिँ मानसिक स्वास्थ्य समस्या हुँदैन भन्ने बुझाइ जुन छ त्यो चाहिँ गलत रहेछ भन्ने अहिले चाहिँ साबित भएको छ। त्यसैले अहिले हामीले हेर्छौँ भने, अहिले धेरै जसो जुन हाम्रो टिपिओ नेपालले काम गर्ने लगायत अहिले ग्लोबल्ली चाहिँ अहिलेको एउटा एटेन्सन चाहिँ केमा छ त भन्दा, बालबालिका तथा किशोर अवस्थामा नै हामीले यसलाई चाहिँ रोकथाम गर्ने उपायहरू अवलम्बन गऱ्यौँ भने, बालबालिका किशोर किशोरको मानसिक स्वास्थ्य प्रवर्धन गर्ने खालका कार्यक्रम गऱ्यौँ भने र समयमै पहिचान गर्ने अर्ली डिटेक्सन र ट्रिटमेन्टको कुराहरूमा ध्यान दियौँ भने, अन्ततो गतो जुन यसले वयस्क अवस्थामा पार्न सक्ने प्रभाव हुन्छ त्यसलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ है भन्ने खालको चाहिँ प्रयास तथा पहलहरू भइरहेका छन् र त्यो सम्बन्धीका कार्यक्रमहरू पनि हामी टिपिओ नेपाल लगायत विश्वव्यापी रूपमा धेरै सङ्घ संस्थाहरू लगायत डब्लुएचओ, युनिसेफ लगायतका संस्थाहरूले पनि यसमा चाहिँ अहिले धेरै ध्यान आकर्षण गरेको चाहिँ हामी देख्न सक्छौँ।
1: हजुर, हामी कार्यक्रम नेपाल चौतारीमा छौँ। नेपाल चौतारीमा आज हामी मानसिक स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ। कार्यक्रममा एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिनेछौँ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति पाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013457 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा चाहिँ आज हामी मानसिक स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ। मानसिक स्वास्थ्यको अवस्था के छ, यसका समस्या कस्ता खालका समस्या देखिन्छन्, समस्याका समाधानका उपायहरू के कस्ता हुन् भन्ने विषयमा रहेर हामी छलफल गरेका छौँ। हामीसँग डाक्टर कमल गौतम हुनुहुन्छ, उहाँ टिपिओ नेपालका कार्यकारी निर्देशक पनि हुनुहुन्छ। यसै क्रममा हामीसँग एकजना सहभागी आइसक्नु भएको छ टेलिफोनमा, उषा ढुङ्गाना हुनुहुन्छ अछामबाट। उषाजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
3: हजुर नमस्कार, अनि अतिथिज्यूलाई पनि नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
3: हजुर, मेरो प्रश्न यस प्रकार छ, मनोवैज्ञानिक पक्षले मानसिक स्वास्थ्यलाई कस्तो असर पार्छ र मानसिक स्वास्थ्यलाई गुणस्तरीय बनाउन कुन कुन कुराहरूको आवश्यकता पर्छ।
1: हस्, धन्यवाद प्रश्नको लागि उषा ढुङ्गानाजी। हामी तपाईँको प्रश्नको जवाब चाहिँ हाम्रो आजको अतिथिबाट लिन्छौँ, डाक्टर कमल गौतम।
0: हस् धन्यवाद। अब मनोविज्ञान भन्नाले मानसिक स्वास्थ्यमा चाहिँ कस्तो छ भन्दा, हामीले यसका प्रोटेक्टिभ फ्याक्टर र रिस्क फ्याक्टर हेर्ने भने हामीले एउटा बायोलोजिकल साइकोलोजिकल सोसियल बायो साइको सोसियल मोडल भनेर चाहिँ त्यसले चाहिँ व्याख्या गर्छ प्रायः जसो मानसिक स्वास्थ्य र मानसिक स्वास्थ्य समस्यालाई। र त्यो अन्तर्गत कस्तो छ भने मनोविज्ञान भनेको त्यो व्यक्तिले कसरी सोच्ने गर्दछ, त्यो व्यक्तिले आफ्नो दैनिक तनावहरूसँग कसरी जुझारूपन देखाउँछ, समस्या समाधान गर्ने क्षमता कस्तो छ होइन, र उसको आफ्नो बिहेभियर कस्तो छ, व्यक्तित्व कस्तो छ होइन, अन्य व्यक्तिहरूसँग घुलमिल हुने वा आफू चाहिँ इन्ट्रोभर्ट आफ्नो समस्याहरूलाई नभन्ने, यी सबै अवस्थाहरू चाहिँ विशेष गरी मानसिक स्वास्थ्यलाई सबल बनाउने कुरामा पनि छन् भने, र सँगसँगै यस्तो खालको जस्तै विशेष गरी अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरू आफ्नो समस्याहरूसँग राम्रोसँग जुझ्न नसक्ने, विशेष गरी नेगेटिभ कोपिङ मेकानिजम भएका व्यक्तिहरू चाहिँ अलिक बढी मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुन्छन् है भन्ने खालको कुरा चाहिँ हामीले समग्र रूपमा बुझ्न सक्छौँ। मानसिक स्वास्थ्यलाई अब सबल बनाउन के गर्न सकिन्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ अब एउटा चाहिँ मानसिक स्वास्थ्य भनेको खुलेर कुरा नगरिने विषय हो, किन भन्दा हाम्रो जस्तो देशमा मानसिक स्वास्थ्यको बारेमा आफ्नो कुरा अरूलाई भन्न पनि हामी हिचकिचाउँछौँ, घर परिवारमा पनि सकेसम्म समस्या भन्ने बुटाएर राख्छौँ। त्यो भएर सबैभन्दा पहिला चाहिँ मानसिक स्वास्थ्यको बारेमा यो पनि एउटा समस्या हो, शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्य पनि हाम्रो एउटा कम्पोनेन्ट भएको हुँदा यस बारेमा खुलेर कुरा गर्ने होइन, र सानैदेखि मानसिक स्वास्थ्य रूपमा सबल बनाउनको लागि चाहिँ बालबालिकाहरूलाई अर्ली चाइल्डहुड डेभलपमेन्टको टाइममा अलिकति हामीले प्यारेन्टिङको हिसाबले अलिक राम्रो अभिभावकत्व दिने, त्यसै गरी हामीले दैनिक रूपमा शारीरिक व्यायामहरू क्रियाकलापहरू गर्ने, त्यसै गरी जाँड रक्सी लगायत मादक पदार्थ लागु औषधको सेवन नगर्ने होइन, र समस्या भएमा चाहिँ हामीले तुरुन्तै तालिम प्राप्त स्वास्थ्यकर्मी मनोचिकित्सक वा त्यसै गरी मनोपरामर्शदातासँग चाहिँ सम्पर्क गऱ्यौँ भने यसलाई चाहिँ हामीले समग्र रूपमा चाहिँ मानसिक स्वास्थ्यलाई सबल बनाउन
1: सक्छौँ। हामीसँग अर्का सहभागी हुनुहुन्छ अनुमोल खत्री हुनुहुन्छ बागलुङबाट। अनुमोलजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई। तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। आज हामी मानसिक स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ।
4: हाम्रो डाक्टर साहबले पनि नमस्कार।
0: नमस्कार, नमस्कार।
4: मेरो प्रश्न के छ भन्दा, यो मानसिक रोग सुरुवात जुन हुन्छ यो कारण के हो, जुन अन्तिम गरियो जुन कति प्रकारका हुन्छन् यो मानसिक रोग कति प्रकारका हुन्छन्, अनि फेरि मानसिक रोगलाई नियन्त्रण गर्ने
1: हस् प्रश्नको लागि धन्यवाद अनुमल खत्रीजी। म अर्का सहभागीको पनि प्रश्न लिन्छु, अर्को सहभागी पनि आइसक्नु भएको छ, सीता अधिकारी हुनुहुन्छ काठमाडौँबाट। सीताजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई। सुन्दै हुनुहुन्छ, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न। हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामी आज हामी मानसिक स्वास्थ्यको बारेमा कुराकानी गरिरहेका छौँ।
5: नमस्कार, नमस्कार डाक्टर साहब, म सीता अधिकारी माया बालेश्वरदेखि। म चाहिँ विगत 3 वर्षदेखि पिसाबको समस्या, पिसाब पोल्ने समस्या, एकदम युरोलोजिस्ट डाक्टरलाई देखाउँदाखेरि पिसाब सम्बन्धी केही पनि नदेखेँ नि, पछि चाहिँ यतै यो मानसिक समस्याले नै हो कि भनेर, अनि यहाँ चाहिँ मैले डुलट औषधि खाइरहेको छु अहिले, अनि यो चाहिँ यो त्यही भएर यो औषधि कहिलेसम्म खानुपर्ने हो, छोड्न मिल्छ कि मिल्दैन। यदि मानसिक समस्याले गर्दा सीता पनि पोल्छ र भनेर मैले हजुरलाई प्रश्न सोध्न चाहेको
1: हस्। धन्यवाद, सीता अधिकारी काठमाडौँबाट हुनुहुन्थ्यो। डाक्टर साहब दुईजनाले सब प्रश्न राख्नुभयो, अनमोल खत्री त्यस्तै गरी सीता अधिकारी।
0: हस्, म पहिला चाहिँ अनमोलजीको प्रश्नको उत्तर दिन चाहन्छु। अब मानसिक स्वास्थ्य कति प्रकारको हुन्छन् भन्दाखेरि अब धेरै नै छ होइन। जस्तै यसलाई हामीले विश्व स्वास्थ्य सङ्गठनको चाहिँ हामीले एउटा वर्गीकरण छ त्यसलाई आई इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छौँ। त्यो अन्तर्गत हेर्ने भने हामीले एफ क्याटेगोरीमा एफ 0 to 99 भनेर 900 प्रकारको ब्रोडर क्याटेगोरीमा राख्छौँ। त्यो अन्तर्गत पनि भित्र फेरि अलि विभिन्न प्रकारका रोग चाहिँ छन्। त्यो भएर मानसिक स्वास्थ्य चाहिँ अब सयौँको हिसाबले धेरै समस्याहरू छन् र साधारणतया चाहिँ हामीले देखिने भनेको चाहिँ चिन्ताजन्य समस्या वा एङ्जाइटी डिसअर्डर, त्यसरी डिप्रेसनको समस्या, त्यसरी गम्भीर खालको मानसिक स्वास्थ्य समस्या जस अन्तर्गत चाहिँ विशेष गरी सिजोफेनिया, त्यसै गरी बाइपोलर डिसअर्डर र लागु औषधका समस्याहरू कमन रूपमा चाहिँ हामीले देखिने यस्ता खालको समस्याहरू अलिक बढी व्याप्त रहेको चाहिँ पाउँछौँ। र यसको नियन्त्रणको लागि मैले अघि पनि भने हामीले आफ्नो स्वस्थ शारीरिक क्रियाकलापहरू गर्ने, शारीरिक व्यायामहरू गर्ने, त्यसै गरी आफूलाई रुचि लाग्ने क्रियाकलापहरूमा जोडिएर बस्ने र आफूलाई तनाव व्यवस्थापनमा के क्रियाकलापले सहयोग गर्छ त्यो खालको क्रियाकलापहरू अवलम्बन गर्ने र समस्या भएमा तालिम प्राप्त स्वास्थ्य कर्मी तथा मनोचिकित्सक वा मनोपरामर्शकर्तासँग हामीले सहयोग लियौँ भने चाहिँ यसबाट चाहिँ छुटकारा पाउन सकिन्छ। र दोस्रो प्रश्न हाम्रो सीताजीको जुन पिसाब पोल्ने समस्या भन्नुभयो, मैले अघि नै पनि हाम्रो सुरुवातमा मानसिक स्वास्थ्य समस्या डिप्रेसनका लक्षणको बारेमा कुरा गर्दाखेरि भनेको थिएँ। यसले जुन मानसिक स्वास्थ्य समस्याका विभिन्न चार बुदागत लक्षणहरू चाहिँ हामीले देख्छौँ। एउटा चाहिँ जसमध्ये शारीरिक लक्षण पनि एउटा हो, शरीर झमझमाउने, पोल्ने, लाटो हुने, टाउको दुख्ने, कम्बर दुख्ने होइन, त्यस गरी पिसाब पोल्ने, शरीरका विभिन्न भागहरूमा चाहिँ दुखाइ वा घोचपेच महसुस हुने, यस्ता खालका विभिन्न लक्षणहरू हुन्छन् होइन। तर हामीले एउटै लक्षणका आधारमा यतिकै यो समस्या हो कि होइन भनेर भन्दैनौँ। किन भन्दा मानसिक स्वास्थ्य समस्यालाई चाहिँ हामीले एउटा सिन्ड्रम भन्छौँ, भनेको विभिन्न खालका लक्षणहरूको एकीकृत समूहको रूपमा चाहिँ हामीले बुझ्नुपर्छ। यदि यी लक्षणहरू छन्, यी लक्षणले गर्दा आफ्नो दैनिक क्रियाकलापमा असर गरिरहेका छन्, अलि लामो समयसम्म रहिरहेको छ भने चाहिँ मानसिक स्वास्थ्य समस्या हुन सक्छ भनेर हामीले चाहिँ एउटा शङ्का गर्न सक्छौँ। र त्यो क्रममा अरू शारीरिक लक्षण छन् कि जस्तै पिसाब पोल्ने, शरीर झमझमाउने, टाउको दुख्ने, अरू कारणले पनि हुन सक्छ, ती शारीरिक कारणहरू पनि छन् कि छैनन्, वा ती शारीरिक कारणहरू छैनन् भने मानसिक स्वास्थ्य समस्या हुन सक्ने पनि भयो, वा छन् तर त्यो जुन लक्षणहरूको गम्भीरता छ त्यो चाहिँ त्यो शारीरिक लक्षणले मात्र वा शारीरिक रोगले चाहिँ व्याख्या गर्न सक्दैन भने पनि त्यसलाई चाहिँ हामीले एउटा मानसिक स्वास्थ्य समस्याको रूपमा बुझ्न सक्छौँ। अब यहाँले राख्नुभएको समस्या चाहिँ एकपल्ट दक्ष मनोचिकित्सक सँग चाहिँ एकपल्ट तपाईँले सम्पर्क गर्नुभयो भने तपाईँको रोग के हो, त्यसको रोगको लक्षणहरू कति समय देखिरहेका छन्, तपाईँलाई कतिको असर गरेको छ,
1: उहाँले औषधि पनि खाँदैछु भनेर भन्नुभएको थियो। हजुर,
0: औषधि पनि खाइरहनु भएको छ ड्युलोक्सेटिन, त्यो खानुभएको छ भने त्यसलाई हामीले अब राम्रो भइसके पश्चात चाहिँ केही महिना त्यही सेममा मेन्टेन गरेर घटाएर बन्द गर्न पनि सक्छौँ। बन्द गर्नै नसके जिन्दगी खानुपर्ने भन्ने चाहिँ होइन। यद्यपि केही मानसिक समस्याहरू चाहिँ अलिक बल्झिने खालको भएको हुँदा बन्द गरिसके पश्चात केही व्यक्तिहरूमा बल्झिने हुँदा बल्झिँदा फेरि त्यसलाई चाहिँ हामीले नयाँ एउटा समस्याको रूपमा पनि हेरेर अगाडि बढाउनुपर्छ। यसको लागि तपाईँको नजिक चाहिँ कहाँ बस्नुहुन्छ, तपाईँको नजिक पर्ने एउटा मनोचिकित्सकलाई चाहिँ सम्पर्क गर्नुभयो भने चाहिँ त्यहाँबाट चाहिँ हामीले त्यो औषधि उपचारलाई चाहिँ व्यवस्थापन गर्न सकिन्छ।
1: हजुर, हामी मानसिक स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ। हामीसँग अर्का सहभागी आउनु भएको छ कैलालीबाट, विनोद मगर हुनुहुन्छ। विनोदजी कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई। विनोदजी, उहाँसँगको टेलिफोन सम्पर्क टुटेको छ। डाक्टर साहब, हामी कुराकानी क्रममा छौँ। यो हेलो,
0: हजुर हजुर
1: हजुर, जस्तो यो अघि हामीले बालबालिकाको पनि कुरा गऱ्यौँ, त्यस्तै गरी अहिले अब केही सहभागीहरूले प्रश्न पनि सोध्नुभयो। यो मानसिक स्वास्थ्य अथवा मानसिक समस्याका कुरा गर्छौँ, मनोरोग भन्छौँ, अथवा अघि हामीले विभिन्न टर्मिनोलोजी पनि युज गऱ्यौँ, यो वंशाणुगत पनि हुन्छ, वंशाणुगतका कारणले पनि यो हुने हुन्छ?
0: हजुर हजुर, आनन्दजी अहिले पनि मैले एउटा कुरा राखेको थिएँ, मानसिक स्वास्थ्य समस्या हुनुको कारण चाहिँ हामीले तिनवटा, अब यसलाई एउटै कारण भन्ने छैन। जस्तै शारीरिक रोगमा चाहिँ हामीले हेऱ्यौँ भने जस्तै कोरोना केले गर्दा हुन्छ भन्दा COVID-19 भाइरसको सङ्क्रमणले गर्दा हुन्छ भने एकदम सजिलैसँग भन्न सक्छौँ। तर मानसिक स्वास्थ्य समस्या केले हुन्छ भन्यो भने हामीले ठ्याक्कै सिङ्गल एउटा कारण चाहिँ पत्ता लगाउन सक्दैन। यो चाहिँ मल्टी फ्याक्टोरियल कजेसन भन्छ, वृहत कारणहरू हुन्छ, जस अन्तर्गत एउटा जैविक कारण भयो, एउटा मनोवैज्ञानिक कारण हुन्छ, अर्को सामाजिक कारण हुन्छ। जैविक, मनोसामाजिक मनोवैज्ञानिक कारण, यी तिनवटा कारणहरूको मिश्रित प्रतिक्रियाको रूपमा, असरको रूपमा चाहिँ मानसिक स्वास्थ्य समस्या देखिने गर्छ। त्यस अन्तर्गत अहिले मैले मनोवैज्ञानिक कुराहरू केही विश्लेषण गरेँ र अब यहाँले भन्नुभएको जुन यो वंशानुगत भन्नुभयो यसलाई चाहिँ जैविक कारण मानेर छौँ। जस्तै आफ्नो घर परिवारमा वंशानुगत रूपमा तिन पुस्ताभित्र कसैलाई मानसिक स्वास्थ्य समस्या छ भने, विशेष गरी डिप्रेसन, त्यसै गरी बाइपोलर डिसअर्डर, सुसाइडको कुरा, आत्महत्याको कुरा, बाइपोलर डिसअर्डर, यी रोगहरूमा चाहिँ बढी वंशानुगत कारण पनि देखिन्छ। र यो सँगसँगै अरू आफूसँग भएका शारीरिक रोगहरू, जस्तै हामीले मधुमेह, प्रेसरको रोग, मुटुको रोग होइन, त्यसै गरी विशेष गरी इन्डोक्राइन वा थाइरोइड सम्बन्धी रोगहरू, यस्ता रोग भएका व्यक्तिहरूमा अलिकति बढी मानसिक स्वास्थ्य समस्याको जोखिम बढिरहन्छ। त्यो भएको हुनाले वंशानुगत कारण पनि योसँग चाहिँ जोडिएर आउँछ। तर कुनै पनि एउटा कारणले गर्दा पक्कै चाहिँ मानसिक स्वास्थ्य समस्या हुन्छ भनेर हामीले यकिन गर्न सक्दैनौँ। तर अघि हामीले बताएका जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरू जति धेरै भयो त्यसले चाहिँ मानसिक स्वास्थ्य समस्याको हुने सम्भावना र जोखिमलाई चाहिँ बढाउँछ।
1: जस्तो अब पछिल्लो समय चाहिँ यो जीवनशैली, खानपानको कुरा पनि बढ्दै यसको फरक हुँदै गइरहेको छ होइन। त्यो सँगसँगै अस्ति एउटा मैले अघि यहाँले भन्नुभयो सायद अर्को कुरा, जस्तै यो हर्मोनको कारणले पनि चाहिँ समस्या हुन्छ भन्ने कुराहरू गरिरहँदाखेरि चाहिँ यहाँले अहिले भर्खर थाइरोइडको कुरा पनि जोड्नुभयो। थाइरोइडको कुरा जोडिरहँदाखेरि चाहिँ मैले अस्ति भर्खरै एउटा पढिरहेको थिएँ, त्यहाँ चाहिँ यो हामीले खाने जुन नुन छ, नुनको मात्रा बढिरहेको छ अथवा त्यसमा राखेको आयोडिनको मात्रा बढी भएको कारणले विभिन्न समस्या पनि आइरहेको छ, जस्ता कुराहरू पनि गरिरहेछौँ। यो जीवनशैली, खानपानका कुराहरूले चाहिँ यो मानसिक स्वास्थ्यलाई कति चाँडो असर गर्छ?
0: हजुर, अब विशेष गरी खानपानको हामीले कुरा गर्दाखेरि चाहिँ मानसिक स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने भनेको चाहिँ लागु औषधहरू, विशेष गरी मादक पदार्थ, जस्तै रक्सीको दुर्व्यसनी, त्यस गरी लागु औषध जस्तै तपाईँको कोकेन, हिरोइन, एम्फेटामिन, त्यसै गरी अरू विभिन्न भाङहरू भए, यदि यस्ता खालका लागु पदार्थ चाहिँ हामीले सेवन गर्यौँ र त्यसलाई दुर्व्यसनीको रूपमा वा त्यसको हार्मफुल युज होइन, शरीरलाई हानि पुर्याउने खालको मात्रामा चाहिँ हामीले प्रयोग गर्न थाल्यौँ भने प्रायः जसो कस्तो हुन्छ भन्दा यस्ता खालका पदार्थले चाहिँ हाम्रो दिमागमा गएर दिमागमा असर हुन्छ र त्यसले गर्दाखेरि चाहिँ के छ भन्दा हाम्रो मन मस्तिष्कलाई चाहिँ हाम्रो पानी बेहोरा, हाम्रो भावना र व्यवहारलाई चाहिँ सन्तुलनमा राख्ने भनेका केही न्युरोकेमिकलहरू छन्, जस्तै डोपामिन भन्ने तत्त्वले चाहिँ हामीलाई खुसी बनाउँछ, त्यस गरी सेरोटोनिन भन्ने तत्त्व हुन्छ हाम्रो दिमागमा, त्यो सेरोटोनिन भन्ने तत्त्वले हामीलाई मनलाई स्थिर राख्ने काम गर्छ। यस्ता खालका लागु औषध खाँदाखेरि चाहिँ यस्ता खालका केमिकलहरूको असन्तुलन यसले गरिदिन्छ, जुन असन्तुलनका कारणले गर्दाखेरि चाहिँ हामीसँग डिप्रेसन, त्यसरी एङ्जाइटी, त्यसरी गम्भीर खालको मानसिक स्वास्थ्य समस्याहरू चाहिँ यसले उत्पन्न गराउन सक्छ। त्यो भएर विशेष गरी खानपानको कुरा गर्दाखेरि चाहिँ हामीले यस्तो खालको अब चाहिँ सेवन गर्नु हुँदैन। र अर्को भनेको चाहिँ हामीले स्वस्थ आहारहरू खाने होइन, जस्तै कार्बोहाइड्रेट, प्रोटिन, फ्याटको एउटा ब्यालेन्स डाइटको रूपमा सेवन गऱ्यौँ भने त्यसले चाहिँ हामीलाई ब्रेनलाई पनि फाइदा गर्छ यस्तो खालको सेवन गर्नाले। र केमिकल टक्सिन्सहरू भएका खानाहरू सेवन गर्दा चाहिँ त्यसले अभियसली हाम्रो शरीरका विभिन्न भागमा असर गरेको जस्तै ब्रेनमा पनि असर गर्ने गर्छ। त्यो भएको हुनाले सन्तुलित आहार खाने, शारीरिक व्यायाम गर्ने र यस्ता खालका लागु औषधको सेवनबाट टाढा बस्न सक्यौँ भने पनि कतिपय अवस्थामा चाहिँ हाम्रो मानसिक स्वास्थ्य समस्या आउने जोखिम चाहिँ हामीले न्यूनीकरण गर्न सक्छौँ।
1: अब जस्तो यो हामी मानसिक स्वास्थ्यकै कुरा गरिरहेका छौँ, यो जस्तो राजनीतिक कारण पनि यो मानसिक स्वास्थ्यको एउटा, मानसिक स्वास्थ्य समस्याको चाहिँ एउटा कारक तत्त्व हो पनि भनेर भनिन्छ। निर्वाचन आउँदैछ होइन, अब राजनीतिक वृत्तमा निकै चहलपहल पनि भइरहेको छ, कस्तो नेता, को नेता, कुन पार्टीको नेता, जस्ता कुराहरूमा अहिले एकदम चर्चा परिचर्चा भइरहेको छ। यो यसमा चाहिँ अलिकति मैले जोड्न खोजेको चाहिँ जस्तो असल नेता अथवा सक्षम नेता हुनको लागि चाहिँ उसमा उसको चाहिँ मानसिक स्वास्थ्य कस्तो हुनुपर्छ, यो अलिकति यसमा छलफल गऱ्यौँ। यो अलिक समसामयिक विषय पनि हो, हामी निर्वाचनकै विषयमा छलफल पनि गरिरहेका थियौँ, अरू अङ्कहरूमा निर्वाचनको अब सङ्घारमा पनि छौँ।
0: हजुर, अब हुन त म एउटा राजनीतिक विश्लेषक होइन, तर पनि अब सामान्यतया मानसिक स्वास्थ्यको विशेषज्ञको हिसाबले चाहिँ अब हामीले चाहिँ प्रायः जसो जो व्यक्ति हामी मानसिक रूपमा स्वस्थ हुनको लागि चाहिँ हामीले आफ्नो क्षमताको पहिचान गर्न सक्नुपर्छ, दैनिक रूपमा आफ्नो जीवनमा आइपर्ने समस्याहरूसँग जुधेर अगाडि बढ्न सक्नुपर्छ, उत्पादनशील तरिकाले काम गर्न सक्नुपर्छ र आफ्नो देश घर समाजलाई चाहिँ योगदान गर्न सक्नुपर्छ। यी चारवटा बुँदागत रूपमा चाहिँ हामीले मानसिक स्वास्थ्यलाई व्याख्या गर्ने गरेका छौँ। तसर्थ अब असल नेता भन्नुपर्दाखेरि चाहिँ अब पहिला त आफू पनि मानसिक रूपमा स्वस्थ हुनु पर्यो यी चारवटा बुँदागत रूपमा। त्यो भइसके पश्चात जब हामी आफू स्वस्थ छौँ भने हामीले स्वस्थ रूपमा सोच्न सक्छौँ, एउटा भिजन प्लान गर्न सक्छौँ, त्यसलाई कार्यान्वयन गर्न सक्छौँ होइन, त्यो एउटा आवश्यक देखिन्छ। प्रायः जसो हाम्रो जस्तो देशमा चाहिँ के देखिन्छ भन्दाखेरि एकदमै प्रेसराइज अवस्थामा कि जस्तै हामी जनप्रतिनिधिहरूसँगै काम गर्छौँ, उहाँहरूसँग एडभोकेसी गर्छौँ, पोलिसीमा रिफर्म ल्याउनको लागि टिपिओ नेपाल हामी काम गरिरहेका छौँ होइन। अब यो गर्दाखेरि उहाँको के थियो, उहाँको रुटिन यति अस्त व्यस्त छ कि उहाँको आफ्नो मेन्टल हेल्थ वेलबिङको लागि टाइम कतिखेर दिनुहुन्छ भन्ने कुरा नै हामीलाई अचम्म लाग्छ कि, सुत्ने कतिखेर उठ्ने कतिखेर बिहानदेखि कार्यकर्ताहरूको भिडभाड होइन, र त्यसले गर्दाखेरि काम गर्ने टाइम पनि हामीले पनि दिइरहेका छैनौँ कि धेरै जसोले होइन, कार्यकर्तादेखि लिएर मान्छेहरूको भिडभाड हुँदा सोच्ने प्लान गर्ने कुराहरू पाइँदैन एउटा कुरा। दोस्रो कुरा चाहिँ अब मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जस्तै यो चाहिँ महत्त्वपूर्ण छ है भन्ने कुराको बुझाइ चाहिँ हामीले कमी देखेका छौँ कि, त्यो भएर अब यसलाई चाहिँ हामीले कसरी उहाँहरूलाई बुझाउने भन्दाखेरि चाहिँ उहाँहरूसँग निरन्तर एडभोकेसीका कार्यक्रमहरू गर्ने, जनचेतनामूलक कार्यक्रमहरू गर्ने र मानसिक स्वास्थ्यको सुधार, मानसिक स्वास्थ्य प्रवर्धन गर्नाले के कस्तो फाइदा हुन्छ, कन्ट्रीको जिडिपी इकोनोमिक ग्रोथ चाहिँ डाइरेक्टली चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित हुने हुँदाखेरि चाहिँ हामीले 1 रुपियाँ चाहिँ मानसिक स्वास्थ्यमा खर्च गर्यो भने 4 रुपियाँ बराबरको प्रतिफल आउँछ भनेर त अध्ययन अनुसारमा देखाइसकेका छन् नि, भन्छ हामी खर्च गर्नुपर्छ है, यो चाहिँ इन्भेस्टमेन्ट हो, यो चाहिँ कुनै हाम्रो खर्च भन्दा एउटा इन्भेस्टमेन्ट हो, यसले पछि चाहिँ हामीलाई कुनै लाभ दिन्छ भन्ने खालको कुराहरू पनि अलिकति बुझाउन नसकेको हो कि, यो बुझाउन सक्यौँ भने चाहिँ उहाँहरूले अझ राम्रोसँग काम गर्न सक्नुहुन्छ होला। सँगसँगै उहाँहरूलाई चाहिँ अलिक तनाव व्यवस्थापनका कुराहरू पनि सायद चाहिन्छ कि, धेरै कार्य व्यस्तताका कारणले गर्दा आफ्नै मानसिक स्वास्थ्यमा चाहिँ उहाँहरूले ध्यान दिन नपाउँदाखेरि चाहिँ उहाँहरूलाई पनि अलिकति तनाव व्यवस्थापनका कुराहरू, क्रियाकलापहरू चाहिँ हामीले चाहिँ उहाँहरूसँग अन्तर्क्रिया मार्फत केही कुराहरू चाहिँ सिकाउन सक्यौँ भने त्यसले पनि उहाँहरूलाई चाहिँ धेरै फाइदा गर्छ जस्तो मलाई लाग्छ।
1: हजुर, अब यसलाई यसरी पनि जोड्न सक्यो, अब चुनाव आउँदैछ, घर दैलोमा जाने आफ्ना एजेन्डाहरू लिएर जाने कुराहरू पनि छ होइन, त्यसो गर्दाखेरि चाहिँ मानसिक स्वास्थ्य पनि अघि यहाँले भन्नुभएको जस्तो 1 रुपियाँ लगानी गऱ्यो भने 4 रुपियाँ प्रतिफल आउँछ भन्ने एउटा जुन यहाँले प्रस्तुत गर्नुभयो, यस्ता विषयहरूलाई पनि प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा चाहिँ उहाँहरूलाई पनि थाहा हुनु पऱ्यो होइन, उहाँको मानसिक स्वास्थ्य त अवश्य चाहिँ राम्रो त हुनु नै पऱ्यो, त्यो सँगसँगै यो मुद्दालाई पनि उहाँहरूले प्राथमिकतामा राखेर चाहिँ पोलिसी जुन हामी अघि पोलिसीका कुरा पनि गरिरहेका थियौँ त्यसमा पनि उहाँहरूले योगदान दिन सक्नुहुन्छ भन्ने यहाँको जुन विचारसँग मैले त्यो विचारलाई जोडेँ। अब जस्तो हामी यो मानसिक स्वास्थ्यको कुरा गरिरहँदाखेरि एकजना सहभागीले फेसबुकमा के प्रश्न गर्नुभएको छ भने, कतिपय अवस्थामा आफूमा मानसिक स्वास्थ्य समस्या भएको थाहा हुन्छ तर आफूले त्यसलाई चाहिँ न्यूनीकरण गर्न सकिँदैन, यस्तो अवस्थामा के गर्न सकिन्छ भनेर प्रश्न सोध्नु भएको छ।
0: हजुर, अवश्य पनि अब प्राय जब हामीलाई समस्या हुन्छ हामीले के गर्छौँ भने जहिले पनि आफ्नो स्वास्थ्यलाई ध्यान दिने, आफू स्वस्थ रहने त प्रयास हामी सबै हरेक व्यक्तिको चाहना पनि हुन्छ र हामीले गरि पनि रहेका हुन्छौँ, र हामीले अघि भनेका क्रियाकलापहरू स्वस्थ आहार सेवन गर्ने, त्यसरी जाँड रक्सी मादक पदार्थहरू सेवन नगर्ने, अनि आफ्नो दैनिक रुचिका क्रियाकलापहरूमा जोडिने कुराहरू त हामीले गर्ने पनि, र आफ्नो कुराहरू अरूलाई सेयर गर्ने, भेन्टिलेट गर्दा पनि कतिपय कुरामा मन हल्का गर्न सकिन्छ होइन, र यो सबै हामीले गर्दा गर्दै पनि हामीलाई समस्या भइरहेको छ भने कतै यो रोगको रूपमा त गइरहेको छैन, मानसिक रोग त होइन भनेर हामीले बुझ्नुपर्ने हुन्छ। त्यस्तो छ भने त्यो अवस्थामा चाहिँ हामीले नजिकैको तालिम प्राप्त स्वास्थ्यकर्मी, मनोचिकित्सक वा त्यसै गरी मनोपरामर्शदाता सँग चाहिँ हामीले सम्पर्क गर्नुपर्ने हुन्छ, किनभने त्यो समस्या जति पालेर रहेर राख्यो, जति हामीले समयमा उपचार गर्दैनौँ, ढिला गर्छौँ, त्यति चाहिँ त्यसमा उपचारको नतिजा आउनलाई टाइम लाग्ने र कतिपय अवस्थामा उपचार गर्न पनि कठिनाइ हुने हुँदा समयमै हामीलाई त्यस्तो फिल भएको छ भने चाहिँ समयमै सेवा लिनु चाहिँ एकदम आवश्यकको रूपमा चाहिँ मैले देख्छु। धेरै जसो समय चाहिँ हामी कहाँ आइपुग्दा चाहिँ हामीले कस्तो पाउँछौँ भने, ए मनोचिकित्सक कहाँ आइपुग्दा त डाइरेक्टली साइकियाट्रिस्टहरूले सिधै औषधि पनि देख्छन् त है भनेर भन्छन् कि, अब हामीले कसरी परिकल्पना गर्न सक्छौँ भने यो एउटा चाहिँ मिथ्या हुने, किन भन्दा तपाईँ हामी सोचौँ त हाम्रो जस्तो विकासोन्मुख देश जहाँ विभेद लान्छना कलङ्क यति धेरै छ, मलाई मानसिक स्वास्थ्य समस्या छ भनेर खुलेर आउने अवस्था भनेको यति डरलाग्दो अवस्था हो कि, उहाँहरू एकदम अन्तिम अवस्थामा आइपुग्नुहुन्छ, सकेसम्म आफैले ट्याकल गर्नुहुन्छ, धामी झाँक्री कहाँ जानुहुन्छ, त्यसै गरी विभिन्न रिचुअल्सहरू गर्नुहुन्छ होइन, अरू आयुर्वेदिक औषधि उपचार लगायत विभिन्न प्राकृतिक उपचारहरू गराउनुहुन्छ, केही नलागिसकेपछि जब रोग भड्किँदै जान्छ अन्त्य अवस्थामा चाहिँ हामी कहाँ आइपुग्नुहुन्छ कि मनोचिकित्सकमा होइन, त्यो भएको भएर हामी मनोचिकित्सक भनेको पनि औषधि उपचार गर्न मात्र बसेका होइनौँ कि, तपाईँको रोग समयमै पहिचान गरेर त्यसलाई निराकरण गर्ने, स्वास्थ्य प्रवर्धन गर्ने लगायत समस्या छ भने समयमा उपचार गर्यो भनेको राम्रो हुन्छ, त जब हामीले रोगलाई टाल्दै जान्छौँ त्यसले पार्ने नतिजा त भोलि हामीले आत्महत्याको कुराहरू गऱ्यौँ, अरूमाथि हिंसाका कुराहरू गऱ्यौँ होइन, कानुनको उल्लङ्घनको कुराहरू गऱ्यौँ, यस्तो कुराहरू पनि हुनसक्छ भनेर हामीले टाइमली ट्रिटमेन्ट गर्ने हो, तसर्थ समयमै उपचार परामर्शको लागि जानु भनेर चाहिँ मैले अनुरोध गर्न चाहेँ।
1: हजुर, अब यो यहाँले पनि भन्नुभयो मानसिक स्वास्थ्य समस्या भएपछि स्वास्थ्य संस्थामा जान चाहिँ एउटा भनौँ न लज्जाको विषय अथवा चाहिँ लाञ्छनाको विषय छ अहिले पनि हाम्रो समाजमा त्यो छ नि त होइन। जस्तो अब एउटा उपनाम नै दिइहाल्ने अघि यहाँले जुन शब्द प्रयोग गर्नुभएको थियो सुरुमा पागलपन भन्ने जुन हामी प्रयोग त गर्दैनौँ तर त्यस्तो खालको चाहिँ समाजले नै उयो समाजले नै चाहिँ त्यो खालको त्यसरी नै हेर्ने त्यो खालको त अहिले जुन विद्यमान छ। यस्तो अवस्थामा त अब यो सुरुमै प्रारम्भिक अवस्थामै यसको पहिचान गर्ने त्यसको निदान गर्ने त्यसको बारेमा अवेर हुने भन्ने चान्स त अझै पनि त कम छ नि डाक्टर।
0: हजुर अब त्यही भएर अब हामीले के भन्छौँ भने अब हामीले त्यही भएर वृहत रूपमा काम गर्नुपर्ने खालको एरियाहरू एज अ पब्लिक मेन्टल हेल्थ एक्सपर्टको रूपमा र म आफू जोडिएकै संस्थामा हामीले के भन्छ हामीले त्यही भएर विभिन्न चारवटा मुद्दामा काम गर्छौँ कि एउटा क्षमता अभिवृद्धि गर्ने, दोस्रो हामीले अध्ययन अनुसन्धान गर्छौँ, हामीले तेस्रो सेवा दिन्छौँ र चौथो चाहिँ हामीले एडभोकेसी अवेरनेसको कार्यक्रमहरू पनि गर्छौँ कि र के गर्नु पर्यो भने समस्या छ समस्या लुकेर बसेको छ कति अवस्थामा त्यो मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू सचेत छैनन् त्यो भएको हुनाले अलिक जनचेतनामूलक कार्यक्रम गर्ने यस्ता खालका समस्या चाहिँ मानसिक स्वास्थ्य समस्या पनि हुन सक्छन् है तपाईँले समयमा हेल्प सिक गर्नुहोस् भन्ने खालको कुराहरू हामीले गर्न आवश्यक छ र दोस्रो चाहिँ हामीले उपचार उपलब्ध छ यसरी उपचार सम्भव छ भन्ने कुरा पनि जानकारी दिनु पर्यो नि त मानिसहरूलाई के छ यो चाहिँ पूर्वजन्मको पाप हो अब यस्तो भयो भने चाहिँ बाँधेर राख्नुपर्छ यसको कुनै उपचार छैन भन्ने खालको पनि एउटा अज्ञानता छ कि त्यो भएर अलिकति जनचेतनामूलक कार्यक्रम गर्ने सँगसँगै अलिकति विभेद लाञ्छना न्यूनीकरण गर्ने खालका कार्यक्रमहरू पनि हामी गर्न सक्छौँ। त्यो चाहिँ नि कस्तो छ नि यो विभेद लाञ्छना चाहिँ त्यो व्यक्ति र समाजमा मात्र नभएर हामी स्वास्थ्य सेवा प्रदायक विशेष गरी स्वास्थ्य कर्मी डाक्टरहरू पनि यो मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई हेर्न चाहिँ त्यति बुझाउँदैनन् कि र मानसिक स्वास्थ्य विशेषज्ञ बन्नु भनेको आफैमा पनि एउटा स्टिग्मा चाहिँ छ त्यहाँ फलानु मान्छे चाहिँ आफै पनि अर्कै खालको थियो उसले चाहिँ यो मानसिक स्वास्थ्यको विशेषज्ञता हासिल गरे है पढे है भन्ने खालको पनि ट्याग छ कि त्यो भएको हुनाले हामीमा पनि रहेको यस्तो खालको विभेद लाञ्छना चाहिँ न्यूनीकरण गर्नुपर्ने हुन्छ यसको लागि पनि हामीले अहिले चाहिँ कार्यक्रम के गरिरहेका छौँ। यो कार्यक्रम चाहिँ अझ वृहत रूपमा देशव्यापी गर्नुपर्छ र अर्को कुरा भनेको चाहिँ हामी सेवा पनि त उपलब्ध गराउनु पऱ्यो नि हामी समस्या छ भन्छौँ अवेर त गराउँछौँ तर भोलि मान्छे अवेर भइसकेपछि मलाई समस्या छ मैले हेल्प लिने कहाँ लिने त भन्दा भोलि हुम्ला जुम्लाको मान्छे काठमाडौँ नेपालगञ्ज आएर सेवा लिने त अवस्था रहँदैन त्यो भएर त्यसलाई स्थानीय रूपमा चाहिँ नेपाल सरकारको स्वास्थ्य सेवा प्रणालीबाट नै हामी यो सेवा प्रवाह गर्न सक्यौँ भने बल्ल भयो सेवा सर्वसुलभ सहज हुन्छ र त्यो व्यक्तिले सेवा लिन्छ त्यो भएको हुनाले यसलाई चाहिँ एकीकृत कार्यक्रमको रूपमा चाहिँ लिनुपर्छ सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमको अवधारणामा गयौँ भने र यसलाई वृहत प्याकेजको रूपमा गर्न सक्यौँ भने चाहिँ यसले चाहिँ यो सबै कुरालाई एड्रेस गर्न सक्छ जस्तो लाग्छ र त्यसमा केही पहलहरू चाहिँ भइरहेका छन् विशेष गरी नेपालमा
1: कस्ता कस्ता पहलहरू भइरहेका छन् अलिकति त्यसमा छलफल गरौँ।
0: हजुर जस्तै अब अहिले टिपिओ नेपाल सिएमसी नेपाल लगायत विभिन्न कोसिस नेपाल लगायतका सङ्घ संस्थाहरू सिविन लगायतका धेरै सङ्घ संस्थाहरू चाहिँ हामी मानसिक स्वास्थ्यमा कार्यक्रमहरू गरिरहेका छौँ सामुदायिक मानसिक स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ गर्ने हिसाबले नेपाल सरकारले पनि केही अहिले स्वास्थ्य मन्त्रालय चाहिँ राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना बनाएको छ हालाकि अब यसको कार्यान्वयन पक्ष पनि चाहिँ अझ पनि धेरै चाहिँ छन् त्यसै गरी अहिले हालसालै राष्ट्रिय योजना आयोग नेपाल सरकारबाटै चाहिँ अहिले आत्महत्या रोकथाम सम्बन्धी राष्ट्रिय कार्यनीति रणनीति बन्दैछ त्यसमा टिपिओ नेपाल हामीले प्राविधिक सहयोग गरिरहेका छौँ यो पनि आउँदैछौँ यो पाँच पञ्च सायद आठ वर्षको योजनाको रूपमा आउँदैछ अब हामीले जुन जुन यो हामीसँग भएका पोलिसिजहरू छन् यसलाई चाहिँ इम्प्लिमेन्टेसन कार्यान्वयनमा लानुपर्ने अवस्था चाहिँ एकदमै देखिन्छ र कार्यान्वयनमा लाने र त्यसको गुणस्तरीयतालाई पनि मापन गर्ने र अनुगमन गर्ने खालको एउटा प्रणाली बसाल्न सक्यौँ भने चाहिँ बिस्तारै यो सेवालाई चाहिँ अझ लान सकिन्छ। अब अहिले हामी सङ्घ संस्थाले गरेका नेपाल सरकारले केही जिल्लामा गरेका कार्यक्रमले गर्दा लगभग मलाई लाग्छ एक तिहाई नेपालका एक तिहाई जिल्लामा चाहिँ कार्यक्रम केही न केही लेभलको कार्यक्रमहरू छन् तर यसलाई वृहत देशव्यापी सबैमा पहुँच बढाउनको लागि चाहिँ नेपाल सरकारको इन्भेस्टमेन्ट प्रायोरिटाइजेसन र कार्यान्वयन पक्षलाई चाहिँ अझ धेरै सुधार गर्नुपर्ने
1: जे जति प्रयासहरू भइरहेका छन् ती अहिलेको अवस्थामा पर्याप्त चाहिँ छैनन् होइन त डाक्टर।
0: हजुर नीतिगत रूपमा धेरै व्यवस्थाहरू पछिल्ला समय भएको देखिन्छ विशेष गरी भूकम्प पश्चात स्वास्थ्य कर्मीहरूलाई तालिम दिने तालिम प्याकेजहरू बनेका छन् त्यसै गरी अहिले भने मैले रणनीति कार्ययोजना बनेको छ आत्महत्या रोकथामको रणनीति अहिले बन्ने क्रममा रहेको छ दुई तिन महिनामा यो फाइनलाइज हुनेछ अब रणनीतिगत रूपमा यो बनेको छ तर ज्ञान के छ त भन्दा अहिले स्वास्थ्यको संरक्षण चाहिँ सङ्घीय प्रान्तीय रूपमा र स्थानीय रूपमा चाहिँ यो हेल्थ सिस्टममा एउटा सानो ग्याप चाहिँ हामीले देख्छौँ किनभने पहिला जसरी फङ्सन गरिरहेको थियो अहिले न्यु सिस्टममा आउँदाखेरि अझ पनि एडप्ट भएको छैन र त्यसलाई प्रत्यक्ष स्थानीय रूपमा कसरी एडप्ट गर्ने र त्यहाँ कार्यक्रम उहाँहरूलाई पनि अलिकति क्यापेसिटी बिल्डिङको आवश्यकता पनि देखिन्छ र सँगसँगै प्रदेश र स्थानीय सबै तवरबाट चाहिँ बजेट पनि छुट्याउनु पर्यो क्या। अब बजेट लगभग हामीले भन्छौँ विकसित देशहरूमा कम्तीमा स्वास्थ्य बजेटको 10% बजेट भनिन्छ, हाम्रो देशमा हामी हिसाब गऱ्यौँ भने हारा 1.5% रूपमा छ, 2% भन्दा कम छ। अब यो पनि सङ्घ संस्था लगायत नेपाल सरकारको जोड होइन, त्यो भए पनि अब पनि पर्याप्त चाहिँ छैन, यसलाई पनि इन्भेस्टमेन्ट बढाउनु पर्ने चाहिँ
1: देखिन्छ। हजुर, हामीसँग अन्तिम सहभागी हुनुहुन्छ टेलिफोनमा राम पाण्डे हुनुहुन्छ लमजुङबाट, उहाँको प्रश्न लिउँ। रामजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
6: नमस्कार सर।
1: हजुर, तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस् न।
6: हस् हुन्छ, मेरो प्रश्न चाहिँ राख्न चाहन्छु आजको अतिथिजी र पनि मेरो नमस्कार र मेरो प्रश्न चाहिँ एक प्रकारको छ होइन, यो मानसिक स्वास्थ्य भनेको चाहिँ के हो यस सम्बन्धी बताइदिनु होला, यो चाहिँ पहिलो प्रश्न भयो। अनि एउटा चाहिँ म आफैले नै भइरहेको एउटा समस्या भन्न गइरहेको छु, मलाई पनि होइन बेला बेलामा होइन एक्लो महसुस हुने अनि के अरे निन्द्रा लाग्ने जस्तो अनि एकरो भइराख्ने अनि रिस उठ्ने हो त्यस्तो हुन्छ। अनि यस्तो अनि यस्तो चाहिँ मानसिक तनाव हो कि होइन यस सम्बन्धी पनि जानकारी गराइदिनु, जानकारी पाउन है।
1: उहाँको चाहिँ अब मानसिक स्वास्थ्य समस्या भने के हो भने हामी त्यसमै छलफल गरिरहेका थियौँ, उहाँको अन्तिम प्रश्न चाहिँ केही लक्षणहरू उहाँले भन्नुभयो त्यो हो कि होइन भनेर मात्रै
0: हजुर। मानसिक स्वास्थ्यको परिभाषा त मैले अहिले पनि बताएँ सरसर्ती, यो भनेको मानसिक स्वास्थ्य भनेको चाहिँ आफ्नो क्षमताको पहिचान गर्न सक्नु, आफ्नो दैनिक आइपर्ने तनावसँग व्यवस्थापन गर्न सक्नु, उत्पादनशील तरिकाले काम गर्न सक्नु र आफ्नो देश समाजलाई केही योगदान गर्न सक्नु नै मानसिक रूपमा स्वस्थ रहनु। र यहाँको समस्याको कुरा गर्दाखेरि चाहिँ अघि पनि मैले भने जब हामीले अहिले यहाँले बताउनु भएको समस्या चाहिँ तनाव चिन्तासँग सम्बन्धित समस्याको लक्षणहरू नै हुन्, यद्यपि यो समस्या चाहिँ हामीले के गर्छौँ त भन्दा मानसिक स्वास्थ्य समस्या हुनको लागि यी समस्याहरू कति छन्, लक्षणहरू कति धेरै छन् एउटा त्यो कुरा, दोस्रो यी समस्याहरू कतिको बारम्बार फ्रिक्वेन्टली कति समयसम्म बसिरहेका छन्, तेस्रो चाहिँ यसले गर्दा तपाईँको दैनिक जीवनयापनमा चाहिँ असर गरेको छ कि छैन त। यी तिनवटा कुरा हेर्दाखेरि चाहिँ हामी यदि धेरै लक्षणहरू आउन थालेको छ, अलिक लामो समयदेखि भइरहेको छ र यसले तपाईँको दैनिक जीवनमा पनि असर गर्न थालेको छ, आफ्नो काम काजमा पनि असर गर्न थालेको छ भने चाहिँ अब यो चाहिँ समस्या हो, यसका लागि चाहिँ हामीले समयमै परामर्श लिनु आवश्यक हुन्छ। अब यहाँको बसोबास वासस्थानबाट नजिकै पर्ने हाम्रो तालिम प्राप्त मनोचिकित्सकसँग चाहिँ यहाँले परामर्श लिनु भएमा चाहिँ यसलाई थप हामीले अझ उजागर गर्न सक्छौँ, यसको लागि चाहिँ तपाईँसँग केही अन्तर्वार्ता कुराकानी गर्ने र त्यो रोग हो कि होइन हामी मूल्याङ्कन र त्यही अनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ र समयमै कन्सल्ट गर्नुहुन्छ मैले
1: मुख्य कुरा चाहिँ आफूलाई त्यस्तो कुनै शङ्का लागेकोमा मलाई कुनै समस्या छ मनोसामाजिक अथवा मानसिकसँग मानसिक स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या छ भन्ने आफूलाई लागेमा तत्कालै स्वास्थ्य कर्मीसँग अथवा मनोचिकित्सक चिकित्सकसँग चाहिँ परामर्श लिनलाई जानुपर्छ भनेर बुझ्नु पर्यो होइन डाक्टर साहब। हजुर, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, निर्धारित समय पनि करिब करिब सकिने लागिसकेको छ। नेपाल चौतारीमा आज हामीले मानसिक स्वास्थ्यका विद्यमान अवस्था अनि समस्या र समाधानका उपायहरूका बारेमा छलफल गर्यौँ। नेपाल चौतारीका आजको छलफलमा सहभागी भएर आफ्नो अमूल्य विचार राखिदिनु भएकोमा मनोचिकित्सक तथा टिपो नेपालका कार्यकारी निर्देशक डाक्टर कमल गौतमज्यू यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् आनन्दजी, अब मलाई पनि यहाँ आएर आफ्नो केही कुराहरू राख्ने मौका दिनुभयो, यसको लागि म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार अर्को महत्वपूर्ण विषयका साथ बिहान ठिक 8:15 पुनः आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हवस् त, नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुणाफल
1: अङ्क 25।
2: ए निमगली दिदी, निमगली दिदी।
3: हजुर।
2: यतै आउनु न भने
3: के भनेदेखि तिमीहरू यता पो रहेछौ?
4: जाडा घामै प्यारो दिदी, त्यही भएर।
3: त्यो त हो। के भनेदेखि होइन, किन हो अलि यता सर न हिमा, होइन किन नुन खाएको खुवाइदै निनाहरू मुख बनाएको थियो त?
4: शरीरमा सन्चो छैन हौ दिदी।
2: यिनलाई बिसन्चो भएको नि धेरै हो त।
3: के भयो र? यसो जान्नेलाई देखाएको भए हुन्थ्यो त।
2: यिनलाई जान्नेलाई देखाउने भन्दा पनि अर्कै समस्या भएको हो क्या। उनलाई मात्रै भन्दा नि यहाँको महिलाहरू धेरैको समस्या हो यो।
3: के पाठी घर खस्ने समस्या?
2: अँ, त्यही मैले नि डक्टरलाई देखाउन जाऊ भनेको माने होइन। अहिले त उपचार पनि हुन्छ रे भने सुन्या हो।
4: अप्ठ्यारो लागेर नगकी, गाह्रै भयो, अब त जानु पर्ला।
2: जाऊ जाऊ बेलैमा, पछि झन् गाह्रो पार्ला।
3: अनि अरू कोही आउँदैनन् कि के हो त आज मिटिङ?
2: आउलान् नि बिस्तारी, सबै त्यही त हो नि, आफूलाई पैसा चाहिए मात्रै तातिन्छन्, नत्र।
4: त्यो त हो। बरु निमकली दिदी, यसपालि चाहिँ मलाई पैसा चाहिन्छ है। मैले भन्न त अध्यक्षलाई पनि भनेको थिएँ।
3: अब उसलाई नै भनेको भए भइगयो नि त। के भनेदेखि मुख्य कुरा पैसा लानेहरूले फिर्ता गर्नु पर्यो।
2: सधैँ यो पैसा उठाउने लिने दिने मात्रै भोग है हाम्रो समूहमा। मलाई त चित्तै परिरहेको छैन क्या निमकली दिदी।
3: काम गर्न त खोज्या हो नि, एउटा सानो भए पनि भवन बनाऊ भनेको, कोही तातिँदैन। मैले त्यत्रो झगडा गरेँ त्यसको लागि, अरूलाई वास्तै छैन।
4: त्यो त अब हाम्रो हातभन्दा बाहिरको कुरा पनि भयो। अब पालिकाले बजेट नै छैन भनेपछि के गर्नु? पैसा उठाएर बनाउन सकिने कुरा भएन।
3: बजेट नहुने भन्ने कुरा हुन्छ र? त्यो त हामीलाई भनिदिएका हुन्, कमताका छन्, नबुझ्या हो र मैले?
4: अब छैन भनेपछि झगडा गरेर मात्रै भएन। बरु दिदी, पहिले जस्तो तालिमहरूको लागि चाहिँ पहल गर्नु पर्यो। फेरि अबको पालि चाहिँ म पनि तालिममा बस्छु।
3: हुन्छ, अहिले मिटिङमा कुरा निकाल न। अब पहिले तालिममा बस भनेर भनेकै हो, तिमीले चासो दिएनौ।
4: भन्नुभएको थियो भन्न त, अब त्यो बेला त्यस्तै भयो।
3: ई मैले नि त्यही तालिम लिएरै धेर थोर अचारबाटै कमाएकी छु। सरलाले नि सिलाइ बुनाई तालिम लिएर त्यति राम्ररी टेलर चलाएकी थिए।
2: त्यो भन्दा नि मैले भनेको यसो कहिलेकाहीँ समूहबाट भ्रमण जाउँ, यसो रमाइलो गरौँ भन्न खोजेको। उता हाम्रो माइतमा आमा समूहबाट कहाँ कहाँ घुम्न जान्छ?
3: यस्ता कुरा त पहिले पनि उठ्यायो, कहीँ जाने भनेपछि सबै पछि अट्छन्।
2: खोइ कस्ता हुने यहाँका मान्छे त, साह्रै लोभी।
3: सबैले अरूलाई त्यस्तै देख्ने हो। के भनेदेखि आफूलाई पर्दा जोनी उस्तै हो।
2: किन रिसाउनु भा दिदी? मैले तपाईँलाई भने होइन नि।
3: अब कति भयो मैले यसो एउटा नाचगानको कार्यक्रम गरौँ भनेको, कोही अघि सरेन।
2: हाम्रो दिदीमा नाचगानको रस अझै मर्या छैन है।
3: बुढी भयो र, नत्र निमकली खत्रीले के गर्थ्यो उमेरा, तिमीहरूलाई के थाहा?
4: बुढी भए पनि हाम्री निमकली दिदीको तन्नेरीको भन्दा कम्ता जोस छैन है।
2: त्यो त हो। दिदी मात्रै के, उत्सव पनि नाच नगाउन भनेपछि त दिदीकै बिडो थाम्ने खालको छ।
4: हो हुन त, तर आजकल उत्सव पहिला जस्तो रमाइलो नभएको कि जस्तो मान्छु है म त।
2: बुढी दुई जिउकी भा भएर हो कि त?
4: तिमी पनि जे कुरामा नि जिस्किन्छौ। निमकली दिदी, बुढाबुढीको ठुलै झगडा भएको हो र? रमा पनि अस्ति गुनासो गर्दै थिए मसँग।
3: त्यस्तो केही भएन। अब पहिले छोरालाई टुनामुना लगाएर जे भन्यो त्यही मान्ने बनाएकी थिए। के भनेदेखि अब अहिले उसको कुरा सुन्दैनन्, मैले जे भन्यो त्यही मान्छ, अनि नाना थरी कुरा गरी हिँड्छ नि।
2: त्यस्तो के गर्नुभयो र दिदी उत्सवलाई? हामीलाई पनि सिकाइदिनु नि, लौ न, आफ्नो छोरोलाई पनि त्यस्तै नगरी भएको छैन।

0: ए काकीलाई चामल केलाउनु कस्तो जाँगर लाग्यो?
1: 5-7 दिनलाई पुग्ने गरी चामल केलाएर राखेपछि पकाउने बेला सजिलो भयो नि त।
0: अनि काकालाई चाहिँ के भयो आज?
1: छिनछिनमा टोलाउनुहुन्छ। ए बुढा त कति तनाव लिरा भने?
2: तनाव हुँदैन त, हिजोदेखि छोरो घर नै आएको छैन।
0: सगत बाबु कहाँ जानुभयो र?
2: खै त्यही तल पुष्पाको घरतिर गएर बस्या छ रे।
0: लौ म त माझकटतिर जानुभएको होला भन्ने सोचे। त्यही तल गएर बस्नु भने के काम परेर सौगात बाबुलाई?
1: के को कामले गएर बस्या हुनु? आमा बाबुलाई घुर्की लगाएको नि, घर आउँदिन भनेर फोनसम्म पुष्पालाई गर्न लगाएको थियो।
0: किन नि?
1: हामीले कुसुमको बिहा गर्दिन लायो रे, बहिनीको बिहा नगरिदिने भनेर अडान लिएर बसेको छ।
2: त्यही त के गर्नु?
0: किन काकी, केटो चित्त बुझेन रे?
2: अब केटो के कस्तो छ भनेर सोधखोज गरे भए पो चित्त बुझ्ने नबुझ्ने हुन्छ भने? सोधखोज केही गरेका छैन, बिहा नगरिदिने भनेपछि नगरिदिने नगरिदिने, हाम्रो त केही कुरा सुन्ने नै होइन।
0: सौगात बाबुले पनि त्यस्तो भनेर त कहाँ भयो र? कि केटाको केही कुरो मन नपर्न पर्यो? चित्त नबुझेसी पो दिन्न भन्न पनि सुहाउँछ त।
1: खालि बहिनीको बिहा गर्ने बेला भएको छैन भन्छ, कति सम्झौ, दिक्कै लागिसक्यो।
0: कुसुम 15 वर्ष कि भइन होइन र काकी?
1: हो त, यही असारदेखि 15 लागेर आयो।
0: सौगात बाबुलाई बहिनी अझै सानै छे जस्तो लाग्यो कि क्या हो?
1: त्यही त भन्छ नि,
2: अब छोरीको जात एक दिन न एक दिन त बिहा गरेर पठाउनु नै छ। राम्रो घरबाट कुरा आएको बेला दिन पाए ढुक्क हुन्थ्यो भने।
1: अब त्यो सौगातले बिहा नगरिदिनु भन्दैमा हामीले आफ्नो कर्तव्य बिर्सिनु भएर?
0: त्यही त काकी,
1: हद गरे बिहा गरिदिए भनेर 1-2 महिना रिसाउला, बिस्तारै सबै ठिक हुँदै जान्छ। बहिनी खुसी भएको देखेपछि रिसाएर बस्ला र?
0: उमेर पुगेको बहिनीलाई बा आमाले बिहा गरेर पठाइदे भनेर रिसाउन त पाइएन है काकी। सौगात बाबुले जे सोचे पनि कुसुमको बिहा गर्ने उमेर चाहिँ भयो है।
1: किन नहुनु? त्यसको उमेरमा मैले मिरालाई पाइसकेका थिएँ।
2: इन्दो यहाँ हेर त, कोदालोको बिँड यतिको लामो पारे हुन्छ?
0: हुन्छ काका, अलिकति मसिनो बनाइदिनु है, मोटो भयो भने फेरि समाउनै अप्ठ्यारो हुन्छ।
2: अब छोरी सानी छे भनेर बस्दा मिरा जसरी हिँड्दी भने के गर्नु? एउटी छोरीले समाजका अगाडि नाक काटेर गइहाले, अर्की पनि त्यस्तै भइदिए भने गाउँलेका अगाडि कसरी मुख देखाउनु?
0: त्यो चाहिँ हो है काका, सानाले ठुलाकै देखा सिकी गर्ने त हुन्। त्यो उमेरका केटाकेटीको मनमा के छ भन्ने थाहा नै हुन्न।
1: त्यही भएर त मैले सौगातको बालाई कराएको कराइ छु त, सबै कुराले साथ दिए बेला आलटाल नगरौँ भनेर।
2: मैले कान्छीको बिहा नगर्ने भनेको छु र? घर व्यवहार सबै सम्हाल्ने छोराको कुरा सुनेको नसुने गर्न पनि त भएन।
1: चाहिने कुरा गरे भए पो सुन्नु, उमेर पुगेकी छोरीको बिहा गर्न नदिएर पाइन्छ?
0: बिहा गरेर अर्काको घर पठाउनु पर्ने जातलाई सधैँ आफैसँग राख्छु भनेर हुँदैन है काकी, बेलैमा व्यवहारमा पार्दिहाल्नुपर्छ।
1: हो नि, अब हामीले कुसुम लेखापढी गरेर जागिर खाली भन्ने छैन, बरु बेलैमा व्यवहारिक बनाइदियो भने ढुक्कले बस्न त पाइन्छ।
0: छोरीको जातले लेखापढी गरेर जागिरै खाए पनि आखिर हुने केही होइन, अन्त्यमा गएर घर व्यवहार सम्हाल्नै पर्छ।
1: हो नि,
2: त्यसमाथि हाम्रै कान्छी पढ्न मन पनि गर्दिन, अब त्यसलाई घरमै थन्काएर राख्नु भन्दा त?
0: त्यही त भन्दैछु नि मैले पनि, के थाहा पढ्न छोडे भने बुवा आमाले मेरो बिहे गरिदिन्छन् भन्ने सोचेर पो पढ्न नगकिन् कि, मलाई त त्यस्तै लाग्छ है काका काकी।
3: होइन यो चिसो मलाई मात्र हो कि तैँले पनि फिल गरिरहेछ स्यार? आयुष
4: मेरो त कुरै नगर, पुरै ग्रसित हो, यो चिसो भनेपछि सहनै सक्दिन।
3: है त झन् लास्टै बारे जस्तो यार, कि विवेक दाईको प्राण खान्छ जस्तो चिसो त नि केटा, धारिलो खुकुरीले च्वाट्ट काटे जस्तो काट्छ बुझिस्?
4: यस्तोले चिसो काट्ने भए त म उहिले खाइदिन्थेँ दाई, अहिले पराठा र तात तातो सुप खाएपछि आफै ठिक हुन्छ।
5: दाई 2 सेट परौठा भन्नुभयो होइन?
3: हो, यही राखिदिनुहोस्।
5: हस्,
4: अनि सुप पनि भनेको थियो त, खै ल्याइदिनु भएन त?
5: हेर्नु न दाई, सुप त सकिएछ, यो जाडोमा सबैले सुपै माग्ने।
3: थै कस्तो आलु होटेल रहेछ यार, झन् यहाँ सुप खान पाइन्छ भनेर भन्दै आएको त झन्।
5: यो आलु होटल होइन क्या दाई, परौठा होटल हो, फेरि अर्कोचोटि आउँदा खाउँला नि।
3: कसो अचार पनि सकिएन छ, वाइफाईको पनि व्यवस्था छ, लेखेको मात्रै हो कि चल्छ पनि?
5: चल्छ दाई, जोइन गर्नु न भोजनालयमा।
3: अनि पासवर्ड
5: त्यही छ, हेर्नु न।
4: ए पासवर्ड हेरेछ दाई, ए हो नि त, नो पासवर्ड NOPASSWORD, यहाँ चाहिँ क्यापिटल है दाई।
3: ए खतरा पासवर्ड राखेछ त।
4: क्रिएटिभिटी नि दाई, पक्नु है, म नि जोइन गर्छु।
3: भयो दाई, भयो भयो।
4: यहाँको पराठा चाहिँ मिठो है विवेक राई, काजु बदम हालेर बनाएको पराठा, तरकारीको झोल, ठेकीबाटै झिकेको दाई।
3: अह अरू सब ठिक छ? यो सुक्न भयो अलि राख भयो क्या।
4: ए यहाँ त विवेक दाई, भाउजूको टिकटक पनि रहेछ त।
3: को भाउजू भन्छ?
4: हेर्नु न आफै, कि चिन्नु भएन?
3: मोला उपमाको भिडियो देखाएर चिन्नु भएन भन्छ। उपमाको त म आँखाको परेला मात्रै देखेर नि चिन्छु, बुझिस्? भिडियो नचिन्ने कुरा हुन्छ?
4: साँच्ची तपाईँहरूको सेटिङ पनि दामी छ है, पुरै हिरो हिरोइन जस्तै।
3: मिलाउनु जानेपछि भइहाल्छ नि, तँ पो बोल्नै सक्दैन सर।
4: मलाई त के भयो के भएको दाई, आँटै आउँदैन भने। साँच्ची उपमा पनि तपाईँसँग यस्तै फिदा हो कि तपाईँ मात्रै?
3: किन, कुनै डाउट?
4: होइन, सोधे मात्र।
3: बिचरी पागल भाछे, तिमीलाई सास फेर्ने गाह्रो हुन्छ भन्न थालिस कि
4: हो। तर आज तपाईँहरूको खासै भेट भएको देख्दिनँ त।
3: मान्छे नै यहाँ छैन त,
4: कहाँ जानुभएछ त दाईलाई एक्लै छोडेर?
3: हिटौडा गएको छ सुटिङमा। बरु तेरो मुनुको के छ खबर, सुना न मोला।
4: केही छैन, मलाई तपाईँको जस्तो कुराकानी मिलाउन आउँदैन।
3: ओहो, कुरा बनाउनु त खुब आउँछ है मुला घुसघुसे। बरु भन, डेटिङ गइस् कि गइनस्?
4: अहिलेसम्म फोन त गर्न मान्दिनँ, अझ डेटिङ भन्ने त सम्झिने पानी छम्किने मात्र हो दाई।
3: डेटिङ छैन, भेटघाट छैन, अनि त्यसले गर्छस् के त मुला मुनुसँग?
4: के गर्नु, त्यो गफसफ गर्ने त हो नि।
3: सब त के गर्न पाउँथिस् र, गफ चाहिँ बाँकी नराखी गरिस् होला होइन? हाँसिस् त पुरै गिजै देखाएर, कुरो घत लाग्यो कि क्या हो?
4: घत लाग्ने कुरा गरिस् लागिहाल्छ नि दाई।
3: गफ मात्रै पनि के गर्छस् यार, यसो कहिलेकाहीँ मनै हरर र हुने खालको फोटो पनि झिकान।
4: त्यो त पहिला यताबाट आफूले पठाउनु पऱ्यो रे, अनि बल्ल उताबाट हुन्छ रे।
3: वा रे वा, पुरै कुरा गरी भ्या रहेछस् त, अनि पठाइस् त।
4: छैन।
3: कस्तो फोटो चाहिँ मागेको रहेछ तेरो?
4: त्यस्तै अलि त्यस्तै त्यस्तै फोटो के दाई, बुझ्नु न।
3: केटी त खतरा भेटेको रहेछस् त, अनि पठाउनु पर्दैन त मुला?
4: यत्तिकै भनेको हो कि, फेरि पठाएपछि के सोच्ला?
3: हेर आयुष, केटीहरूले प्रायः यस्तै कुरा मन पराउँछ, नचिनेको मान्छेसँग त झन् एकदम सेफ फिल गर्छन्, बुझिस्? मैले भने मान्छस् भने उसले मागे भन्दा पनि अझै खतरा फोटो पठाइदे, अनि पो कुरा अगाडि बढ्छ।
6: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ? यसको सही उत्तर हो 4 पटक। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत धनकुटाबाट कल्पना मगर, खोटाङबाट बबिता चामलिङ, सुनसरीबाट एडमन्ड पराजुली र चितवनबाट पारस मोक्तान तामाङ विजयी हुनुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ? प्रश्न फेरि एकपटक, आयुषलाई पटक पटक कसले म्यासेज पठाइरहेको छ?
7: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 34
2: ब्रह्माको करुणा सुनेर ऋषिले बिन्ती गर्यो यो तसै
3: नमस्कार है भाउजू
2: लालु बाबु ल आउनुहोस् न बसौँ
3: भइहाल्छ नि भाउजूलाई आराम त छ नि अनुहार पनि अलि धमिलो धमिलो पो देख्छु त
2: अन्त आरामै छ नि के भनेदेखि कहिले ठिकै कहिले हुँदै सुन्तला खानुहोस् सुन्तला त खानुहुन्छ नि हाम्रा घर
3: सुत्केरो पर्यो भन्दैमा फालफुलको अपमान गर्न कहाँ हुन्छ र खाइहाल्छु नि भाउजू भनेपछि आज 9 दिन
2: हो
3: घरैमा सुत्केरो भइदिया भए आज त नुहारनुहुन्थ्यो कति हाइसन्चो हुन्थ्यो साँच्ची छोरी त एकमुठीको पनि छैन रे होइन
2: होइन कसले भन्यो र तपाईँलाई
3: त्यस्तै सुनेको थिएँ
2: खै अब आफूले आँखाले देखाएको छैन अरूका कुरा के पत्याउनु
3: अनि भाउजू कहिले आउने हुन् उनीहरू
2: अरू 2-4 दिन हेरौँ भन्या छ अरे डाक्टरले
3: ए
2: त्यही भएर अहिले चाहिँ यसो टिप्पण लेखाइराखौँ भनेर बोलाउन पठाएको
3: पर्यो नि भनेपछि त नुहारन पनि कहिले पो हुने हो केही टुङ्गो भएन
2: खोइ 18-20 दिन त पुग्ला झैँ मान्छु म पनि लगन पछिको पोते के काम भने चाहिँ नुहारन पो गर्ने कि नगर्ने खोइ
3: त्यस्तो भनेर कहाँ हुँदो हो र नुहारन त गर्नुपर्छ नि भाउजू नामाकरण कर्म पो हो त भन्नुहोस् त कति गते जन्मेको रे
2: 30 गते शुक्रबार
3: भनेपछि 2078 साल 30 गते शुक्रबार बजे पनि थाहा छ कि
2: बजे त 12:30 भन्थे क्या रे
3: राति हो कि दिउँसो हो
2: रातिको
3: ए राति 12 बजे पछि के लागि हो नि
2: त्यसो भए त शनिबार भयो अनि शनिको दोख पर्छ कि बाबु
3: केही फरक परेन शनिबारले तिथि पनि पौष शुक्ल त्रयोदशी परेछ शनिको पूजा गर्ने अनि बाबुआमाले यसो शनिबार पिपलको फेदा पानी हाले दोख काटिँदै गइहाल्छ नि
2: त्यति गरे पुग्छ त फेरि
3: नत्र त यो मेरो विद्या के कामको लागि त ल लिनुहोस् खोइ दिनुहोस् त एउटा छुटेछ
2: के कुरा बाबु
3: जन्मस्थानको नाम विलासनगर नै त भयो नि त्यो पनि त चाहियो नि टिप्पणीको लागि
2: अस्पतालको नाम त के हो मलाई थाहा छैन त्यो पनि चाहिन्छ कि
3: त्यति धेरै पनि चाहिन्न यति भए पुग्यो अहिलेलाई ल यो चाहिँ तपाईँ राख्नुहोस् जे होस् लक्ष्मी नै भयो राम्रो भयो
2: खै के राम्रो भयो भन् के भन्नु सुरुमै खर्च गरे हेलिकप्टर हालेर यहाँदेखि उत्ना पर विलासनगर लैजाँदा भाडै 4-5 लाख लाग्छ अरे
3: त्यत्रो लाग्दो रहेछ र हाम्रा ठुला जेठानी कि माइली बुहारी सुत्किरहेको हुँदा पनि अप्ठ्यारै भएपछि हेलिकप्टरमा प्रदेश हस्पिटल लगाएको थिए त्यो बेला त पैसा लागेको थिएन फ्रीमा भयो कि के भने जेल मान्थे है भाउजू मैले त
2: होला नि त ठुला बडा र ठाउँमा मान्छे भएकाहरूका त के भनेदेखि हामी गरिब गुरुबाको त को छ र फ्रीमा हुनु खोलाको पानी र आकाशको वायु त बिक्ने जमाना आए
3: त्यो त हो जे होस् उत्सवले आँट चाहिँ गर्यो र श्रीमती र छोरी बाँची भन्नुहोस् न
2: खै नलग्या भए बाँचिहाल्थ्यो होला नि दिन नआए त त्यत्रो खर्च पो कसरी तिर्ने हो खै
3: नआतिनुहोस् न केटोले गर्छ केही भएन भने यही घर राखेर भए पनि निकालिहाल्छ नि
2: यो घर त दिनानु पर्यो नि मैले के भनेदेखि नि आफैले लाएको ऋण हो क्यारे आफै तिरोस् जेसुकै गरोस्
3: जेसुकै गरोस् भनेर हुन्छ त भाउजू उत्सवले पनि आफ्नो आमाले जेसुकै गरून् भनेर छुट्टिन्छु मलाई मेरो भाको अंश देऊ भन्यो भने चाहिँ के गर्नुहुन्छ
4: के भयो कालु के भयो मेरो कालुलाई ल भयो भयो जा बाहिर ए सौगात तपाईँ पो म त कालो कसलाई देखेर खुसी भयो भन्ने सोचिरा
5: तिम्रो कालोले चिन्ने भइसक्यो मलाई देखेकै लुटपिटिन आइहाल्छ अप्सरा छगुन्ना बा हुनुहुन्न?
4: बुवा त खेततिर जानु भएको छ, केही काम थियो र?
5: जस्तामा ठोक्ने किला चाहिएको छ।
4: अस्ति लगेकाले पुगेन?
5: अस्ति कहिले लगेर?
4: तपाईँको बुवा आउनुभएको थियो त किला लिन भनेर।
5: ए खोइ, मलाई त केही भन्नुभएको छैन।
4: ए
5: ठगुन्ना बा कुन बेला आइपुग्नुहुन्छ?
4: जा अब एउटा किल्लाका लागि पनि बुवा चाहिन्छ र, त्यो त म पनि दिन सकिहाल्छु नि।
5: ठगुन्ना बालाई भए कत्रो किल्ला चाहिन्छ कति?

0: मैं सोचा था
1: मसँग दिउँला नि
0: हो पर्दैन
1: के भयो त त्यत्तिकै बस्नुभन्दा तिमीलाई पनि सजिलो हुन्छ
0: हेर्नु न चनामा मास मिसिएछ छानिदिनुहुन्छ त
1: हुन्छ
0: ऊ त्यो नाङ्लो थाप्नु त सौगात
1: आज सिलाइको क्लास नगएको अप्सरा
0: मिस छुट्टीमा हुनुहुन्छ आफै आएर प्र्याक्टिस गर्नु भन्दै हुनुहुन्थ्यो म गइनँ
1: अनि क्लास कस्तो भइरहेछ
0: एकदम राम्रो हुँदैछ तपाईँलाई धन्यवाद है मलाई सिलाइको कक्षामा नाम लेखाइदिनु भयो
1: कति धन्यवाद भनेर अस्ति पनि भने होइन
0: तपाईँले त देख्यो कि धन्यवाद भन्न मन लाग्छ तपाईँले नभनेको भए मलाई पालिकामा सिलाइको तालिम दिँदैछ भन्ने थाहा नै हुँदैन थियो
1: तिमीलाई सिलाइ सिक्न मन लागेको छ भन्ने थाहा थियो नि त मलाई
0: कसरी थाहा पाउनु भयो
1: ठगुन नभाले कुरा गर्नुभएको थियो
0: सत्तै घरमा के गरेर बस्नु जस्तो लाग्न थालेको थियो आफैले केही गर्न पाए पनि हुने जस्तै लागिरहेको थियो
1: आफ्नो लागि आफैले कमाउन खोज्नु त एकदम राम्रो कुरा हो है
0: त्यो त हो यति भयो भने अरूको वचन त सुन्नु पर्दैन
1: कसैले केही भनेर तिमीलाई
0: मुखैमा नभने पनि पछाडि भनिहाल्लान् नि उमेर पुगेकी छोरी बिहे नगरी माइत बस्दा त कुरा काट्छन् म त झन्
1: भन्नेले त के भन्छन् के अरूको कुरा सुनेर पनि साध्य लाग्छ
0: यही समाजमा बस्नु छ समाजको कुरा नसुनि साध्य लाग्ला त
1: त्यसो भए के त अप्सरा तिमीले आफ्नो भविष्यका बारेमा के सोचेका छौ अनि त्यो सोचाइभित्र म अटाएको छु कि छैन
2: डाक्टर साहब हाम्रो डिस्चार्ज भएदेखि घर जान हुन्थ्यो
3: कुरा त ठिक हो साहबजी तर पछिल्लो रिपोर्टमा डब्ल्युबिसी अलि बढी देखिएकोले दुई चार दिन अझै राख्न पाए बेटर हुन्छ पहिला बच्चालाई अलिक ठिक होस् न त्यसपछि बाँकी कुराहरू गर्नुहोला नि र म अहिले चाहिँ लाग्छु म यतै भइरहेको हुन्छु केही पऱ्यो भने मलाई खबर गर्नुहोला है त
2: हुन्छ डाक्टर साहब रमा छोरी निदाएकी छ कि के हो यत्रै छ यसैलाई फेरि के भयो होला
4: अब के गर्छौ त यस्तै भयो धन्न ज्यान जोग्यो त्यो थर्मसमा तातो पानी छ कि देऊ न
2: थोरै रहेछ यी ल्याऊ आज त मन्दाले खाना ल्याउन पनि निकै ढिला गर्नुभयो त
4: ल्याउँदै हुनुहुन्छ होला नि उत्सव हात पनि कति चिसो बनाएको एउटा पन्जा किनेर लगाउनु नि
2: तिम्रो हात पनि त चिसै छन् नि मलाई मात्रै भन्छौ
4: तिमीले त हिजो बेलुका पनि खाना खाएनौ मेरो कारणले गर्दा धेरै दुःख पायो है तिमीले
2: के कुरा गरेको रमा तिमीले
4: एउटा कुरा भनौँ
2: भन न के कुरा हो
4: अस्ति मलाई अस्पताल ल्याउँदा ल्याउँदै म मरेको भए के गर्थ्यौ
2: के कुरा गरे यस्तो रमा तिमीले अस्तिदेखि नै यस्तै यस्तै कुरा मात्रै गरिरहेछौ के हो भन त
4: भइहाल्यो
2: हेर न फेरि केही भन्नुहुन्न रिसाइहाल्नु पर्छ है तिमीलाई
4: छैन रिसाको बरु तिमी रिसाएनौ त्यही भएर
2: त्यस्तो नभन न रमा त्यसै त म आफूले आफूलाई नै
4: मैले त्यस्तो भनेको होइन कि तिम्रो रिसमा पनि म माया पाउँछु त्यही भएर ल किन रोएको छ
2: छैन
4: होला नि खुब यता हेर त
2: रमा तिमीले हाम्रो लागि त्यतिकै दुःख कष्ट सह्यो तर कहिले केही भनेन है तर मैले कस्तो अपराध गरेछु जस्तो लाग्छ सरी रमा मलाई माफ गरिदिनु
4: नरौ न अहिले म पनि रोइदिन्छु अनि
5: होइन के को सल्फ चल्या छ कस्तो छ अहिले सानो मान्छेलाई
2: ठिकै छ दाइ अहिले त सुतिरहेको छ
4: अङ्कल यो
2: यता राखिदेऊ न यहीँ टेबलमाथि राखिदेऊ
5: ज्वानोको झोल त तात्तातै खानदियो नि
2: खुसबु त्यो गिलासमा हालेर देऊ न त आन्टीलाई
4: हस् हस् थोरै है नानी हस् आन्टी
5: अनि के रोएर बसिरहेको छ कि क्या दुवैजना
2: होइन छैन छैन
5: अनि के भनेको छ डक्टरले कहिले हुन्छ अरे डिस्चार्ज
2: खै अझै केही दिन राखेर हेर्नुपर्छ भन्दैछन् नानीलाई
5: ए अनि रमा तिमीलाई ठिकै त छ नि
4: हजुर ठिकै छ अहिले त
5: राम्रो भयो बेलैमा ल्याइ पुर्याउ र धन्न उपचार भयो ज्यान जोगियो
4: त्यही भने आन्टीलाई पहिलेदेखि नै गाह्रो भइरहेको रहेछ अङ्कलले ल्याउनु पर्थ्यो नि
2: यस्तो होला भन्ने लागेको थिएन

0: गाह्रो त भइहाल्छ भन्नुभएको थियो आमाले नि, होला त भन्ने भयो।
1: आमाको कुरा मात्रै सुनेर हुन्छ त? अब खर्च बर्च के कति बाँकी छ?
0: ल्याएको पैसा त यता भन्यो उता भन्यो सकिसक्यो, अझै चाहिन्छ होला त है पैसा त।
1: हुन्छ भन्न, कति चाहिन्छ भरे भोलि ल्याइदिउँला।
0: हुन्छ दाई, म भन्नुलाई नि दाईलाई।
2: धेरै चिन्ता नि नगर्नु न अङ्कल, पैसा भन्दा नि पहिला त ज्यान ठुलो हो नि। कति सुतेको सानो मान्छे उठ्ने बेला भएन। ल भाउजू, नानीको जिउ त कस्तो अरटपो छ त।
0: हो र, के भयो नानी छोरी? हेलो नानु,
2: जानु न डाक्टरलाई बोलाउनु पऱ्यो।
0: नानु
3: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, इन्दु भर्खरै सुत्केरी भएकी छिन्, उनले छोरा पाएकी छिन् कि छोरी? यसको सही उत्तर हो छोरी। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत दार्चुलाबाट दीपक सिंह धामी, कैलालीबाट सीता भट्ट, अछामबाट कर्ण बुढा छेत्री र बैतडीबाट पुष्पा बलामी विजेता बन्नु भएको छ। तपाईहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा हुर्काउने जिम्मेवारी कसको हो? आमाको, बुवाको कि दुवैको? प्रश्न फेरि एकपटक, बच्चा हुर्काउने जिम्मेवारी कसको हो? आमाको, बुवाको कि दुवैको?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुणाफल
1: अङ्क 45
2: मन सँगै मन आज प्रतिद्वन्दी भएको छ। यहाँ खुसीको बजार मन्दी भएको छ। देखेका सपनाहरू टुक्रिएर गएपछि फेरि निदाउने सन्धि भएको छ।
3: वा वा वा वा हु
4: फेरि सुरु भयो। तँलाई त मैले जे भने पनि वा वा हुन्छ है।
3: राम्रो भएर नै वा वा भनेको के भन्छ तनु। राम्रो थिएन त?
2: राम्रै थियो।
4: दुवैजनाले भनेपछि त पत्याउनै पर्यो।
3: कति न हेर दङ्ग परेको।
4: अब आफूले लेखेको कवितालाई राम्रो भन्ने त को दङ्ग पर्दैन। ओए गौरी, ओए त्यो कुटो दे त एकचोटि।
3: अह होस्, अहिले म आफै गोड्छु। त त्यो झाडु खाल न।
4: कस्तै रहेछ, मैले गोडेर के हुन्छ?
3: हे नाइ, मलाई गोड्न मजा आउँछ के। कस्तो त थाहा छ त।
2: छोड्दै न त कुसुम, त्यसले नै गोडोस्। अहिले फेरि रुन थाल्यो भने के गर्ने?
3: अहिले बढ्दो बोल्छ। म कहिले रोएँ?
2: एकपटक स्कुलको सरसफाई कार्यक्रममा खरेटो लाउन पाइनस् भनेर रोको होइन।
4: कस्तो गजबको कुरा सुनाइस्। ओ आइचे चस गरौँ।
3: अहिले दुबैजना मिलेर मा नजिस्काए अहिले फेरि हानिदिन्छ अनि
2: तेरो पिटाइ कहिले नखाएको भए पो त डराउनु होइन कुसुम।
3: अँ
2: जहिले पिट्छस् आज नि खाइदिउँला।
3: ओहो, मेरो प्यारीहरू पिटाइ खान पनि तयार छन्। तिमीहरूलाई थाहा छ मैले हामी तिनजनाको बर्निङ कस्तो मिस गरेको थिएँ नि।
2: हामी तिनजना सँगै हुँदा कस्तो रमाइलो हुन्थ्यो है गौरी।
3: हो नि, झगडा तिमीहरू दुईजना गर्थ्यौ, घाटा चाहिँ मलाई हुन्थ्यो। सधैँ तिमीहरू फेरि मिले पनि हुने जस्तो लाग्थ्यो अनि मैले भने भए पनि हाल्यो। अब त झन् रमाइलो गर्नुपर्छ है।
4: तर जति झगडा गरे पनि मिल्ने साथीको माया चाहिँ लाग्ने रहेछ कि।
2: हो नि,
4: तनु त्यो दिन कस्तो नराम्रोसँग लडेको थिएछ र मलाई कस्तो नमजा लागेको।
2: त्यो अझैले गर्दा हो नि, जानी जानी बलले हिर्काउँछ। म झन्डै फेन्ट नै भएको। कुसुम आएर पानी खुवाएपछि पो छ्याङ्गै भए।
3: अँ के त्यही भने त्यस्तै छ के त्यो। नचाहिने नचाहिने कुरामा ध्यान दिने भएर त पढाइमा आलु खाएको नि। उसको साथीहरू सबैजना 11 क्लासमा पढ्छ, त्यो भने 10 छ अझै। यस्तै पारा हो भने त अर्को वर्ष हामीसँगै पढ्छ त्यो गदा।
4: हो भने अर्काले दुःख दिएर के पाउने होला त्यसले। छ्या,
2: त्यो दिन गाह्रो भयो नि। एउटा कुरा चाहिँ राम्रै भयो है।
4: के कुरा?
2: तेरो मेरो बोलचाल भयो नि त, त्यसपछि त तँसँग झगडा भएको कुरा सम्झेर कस्तो गिल्टी फिल भयो। अहिले नि हुन्छ?
4: ए छोड्दैन तनु त्यस्तो कुरा, बितिसक्यो के। अब सम्झेर के फाइदा छ भन् त। बरु अब चाहिँ हामी कहिले झगडा नगरौँ है।
2: हुन्छ,
3: अब फेरि तिनजना मिलेर बब्बाल गर्नुपर्छ बुझिस्। त्यो डाङ्गी सरको बगैँचामा सुन्तला अझै छ होला है।
4: अनि त्यो सुन्तलाले हामीलाई नै कुरेर बचाएको छ होला है।
5: हाँसो त बडा ठुलो छ त तिम्रो।
3: होइन होइन सर, कुसुमले एकदमै हाँसुदो जोक सुनाए के।
4: होइन मलाई कहाँ आउँछ।
5: ए कुसुम जोक पनि भन्छन्? ल राम्रो राम्रो, मल्टी ट्यालेन्टेड हुनु राम्रो कुरो हो।
3: सर हिजोको क्लासेसको रिजल्ट आयो?
5: आयो।
3: अनि को फर्स्ट भयो त?
5: अहिले नै किन चाहियो? खास कुरो के भने भोलि क्लासमा भन्छु।
3: ए सर प्लिज, के भन्नु न के सर।
5: ल भन त, को भयो होला?
2: प्रार्थना भयो होला सर।
5: होइन कुसुम,
4: म फर्स्ट भएको त्यो पनि म्याथमा।
5: गौरी तनु तिमीहरूले पनि कुसुमले जस्तै मेहनत गर्नु पर्यो है। अब साँच्चै नारी दिवसको अवसर पारेर अन्तर विद्यालय कविता प्रतियोगिता हुँदैछ, तिम्रो नाम लेखाइदिएको छ है कुसुम।
4: हुन्छ सर।
5: जित्छौ नि?
4: खै सर, जित्न त अब।
5: कुसुम हामीलाई तिमी माथि पूर्ण विश्वास छ। तिमीले अहिले जस्तै मेहनत गर्यो र ध्यान दियो भने हाम्रो स्कुलको नाम राख्न सक्छ।
6: अरे किसन, हात काट मरले कि का?
7: डन डन काटगिल, हात बन्न लन्लो बाटे कि नै?
6: मोठन त नै हो। जा घरे जाके हात बाँधिस, ओ पानी फेरि लिएका आइस। काम कहिना ढङ्ग रहि तप्टे एकर
8: के भन्या? के भयो र किसन, म त केही बुझिन त।
7: हात काट्यो यार, म एकछिन घर गएर आउँछु, तपाईँ यतै बस्दै गर्नु है।
8: ए ल ल,
6: हालि आइस न, म यही पानी प्यास लाग्त।
7: ल ल,
6: अहिले तपाईँले पनि हात काट्नु होला है विवेक बाबु, धेरै हँसिया नचलाउनु।
8: मेरो हात काटे के भयो र? हात बाँधिने तिमी छँदैछौ नि कि बाँधिन्न?
6: यहाँ बान्ने त केही छैन।
8: बान्ने कुरा नभएर के भयो त, समय दे भइगयो नि काटेको ठाउँमा।
6: तपाईँलाई कुरामा जित्न त कसले सक्ला र, जताबाट पनि कुरा मिलाउन सिपालु के तपाईँ त।
8: के सिपालु हुनु र, तिमीले जस्तै घाँस काट्न जाने भए झन् कस्तो रमाइलो हुन्थ्यो।
6: त्यसरी सुखमा बसेको मान्छेले घाँस काट्न जानेर के गर्नुहुन्छ र विवेक बाबु।
8: तिमीलाई हेल्प गर्थे नि, कि मैले हेल्प गर्न नहुने हो तिमीलाई।
6: किन नहुनु, भइहाल्छ नि, जसले सक्छ त्यसले हेल्प गर्ने त हो नि, होइन र।
8: मैले तिमीलाई जहिले हेल्प गर्यो भने तिमीले चाहिँ के हेल्प गर्छौ मलाई।
6: एउटा राम्री केटी खोजेर बिहे गरिदिन्थे।
8: हो ठिक छ नि, खोज्दै नि त, आजै लैजानु पर्ला।
6: ए त्यस्तो पो हो, पुरै तयारी गरेर आएको छ कि क्या हो। अनि जन्ती त देख्दिन त।
8: जन्ती पनि ल्याउला नि, जाने मान्छे भए।
6: त्यस्तो हतार नै हो र।
8: त्यस्तो हतार त होइन। ओहो तिम्रो यो औँलाको रिङ त कस्तो राम्रो है।
6: के यो औँठी भने
8: दामी रहेछ त।
6: यो त मैले हाटबजारमा किनेको, राम्रो छ र।
8: मलाई कस्तो मन पर्यो, खै यसलाई निकाल्नु मिल्दैन।
6: तपाईँलाई मेरो औँठी मन परेको कि मेरो हात समाउन मन परेको हो।
8: तिमीलाई के मन पर्यो जस्तो लाग्यो भन त।
6: यो बहाना बनाउँदै हात समाउने काम चाहिँ नगर्नु है विवेक बाबु, मलाई त्यस्तो मन पर्दैन।
8: मैले कहाँ त्यस्तो गरेको र, तिम्रो औँठी साह्रै राम्रो लागेर पो त।
6: होला औँठी राम्रो लागेर, मलाई के थाहा छैन र।
8: तिम्रो हातै ब्युटी क्या, औँठी अझ यो हातको ट्याटु त झन् कुरै नगरौँ, कस्तो राम्रो।
6: राम्रो छ, ट्याटु पनि लाने हो।
8: ट्याटु चाहिँ कसरी दिन्छौ त।
6: निकै मन परेको भए हातै दिउला नि, लाने हो।
8: हातै मात्र त होइन, मान्छे नै पाए।
6: यहाँ नचल्नु न भने
8: के भयो त।
6: होइन कस्तो सोचे हो र हामीलाई, साँच्चै बिहे गर्ने हो त मसँग, घरमा कुरा चलाइदियो, भित्र्याउने आँट छ।
9: झटारोले हानेर मारिदिउँला म, के भनेदेखि, उपाति नपापाती सम्पत्तिको खती, हन कहाँबाट खेडेका साँदा हुने, सब बर्बाद गरिदिए।
7: अरे शिव, होइन भयो त्यहाँ के के आमा, कति कुखुरा त मरेनन्?
9: मर्दा होला नि खुब, अचार बनाउन चाना बनाएर सुकाएको मुला जम्मै छरछार पारेर बिस्ट्याएर स्वाहा, के भनेदेखि, बिरालोले सानैमा किन खाएनन् कुन्नी।
7: हत्तेरे, होइन है आमा, टक्क लाएर संसारकै महँगो जातको कुखुरा हुन् कि यिनी, यो कडकनाथको एउटैको 2-2 हजार रुपियाँ पर्छ, त्यसमाथि 16-16 वटा चल्ला फ्रीमा पाएको, हेर्नु 16 वटामा 2-3 वटा आफूले खाएछन् भने पनि बाँकी बेच्दा 25-26 हजार त सिधै नाफा हुन्छ। टक्क लाएर यो मुलाको पैसा मै दिउँला कि बरु तपाईँलाई।
9: ढाँटको निम्तो खाइ पत्याउनु, पहिलेकै अचारको पैसा दिएको छैन। छि छि छि छि, हेर यो कुखुरोको सुली गलामा उस्तै
7: हो भने, टाइममै बिक्यो भने अरू 100 वटा कडकनाथ ल्याएर पाल्ने यही छतमा, 100 वटा पाल्न सक्यो भने त टक्क लाएर सिधै 2 लाख रुपियाँ फाइदा।
9: दाना पानी नखाई हुर्किन्छन् यी, 16 वटाको सुली गनाएर बसिसक्नु छैन, 100 वटाले के गर्लान्, के भनेदेखि त्यति सजिलो छ पैसा कमाउन।
7: ए मेरी आमै, पैसा भन्ने कुरा टक्क लाएर भन्ने बित्तिकै त कहाँ आउँछ नि हो, बिस्तारै आइहाल्छ नि मालताल मिलेपछि।
9: तेरो ताल खाल मिल्नु कहिले, तैँले राम्रोसँग काम धाम गर्नु कहिले, के भनेदेखि स्वास्नीका अघि पछि दौगुर्दैमा फुर्सद छैन, गफ लाउँछ मसित।
7: त्यस्तो होइन कि आमै, अब रमाले नसक्दा अलिअलि सघाएको मात्रै हो, अघि पछि कहाँ दगुरेको छु त, बरु म त आमालाई सघाउँछु नि।
9: के सघाउँछस् नि तैँले मलाई, आफैले पाल्या कुखुराको सुली पखाल्न त सघाउनुहोस्।
7: त्यो त तपाईँले भन्दै भन्नु भएन नि, हेर्नु आमा, म चाहिँ बरु यही अचारको व्यवसायलाई बढाउन सघाउँछु है तपाईँलाई, तपाईँको आमदामी पनि बढ्ने।
9: पर्या छैन पर्या छैन, कस्तो गनाएको, दिनको एक डब्बा अचार पिके पुग्छ मलाई, चाहिएको छैन धेरै, सहयोग पनि गर्नु छैन, मुखैले मात्र ठिक्क त हो नि।
7: म गरिहाल्छु नि आमालाई सहयोग, पत्याउनुहोस् न। बरु आमासँग एउटा सल्लाह गर्नु थियो आमा।
9: बरु यहाँ मुला लाग्यो सुली पखाल्न सहयोग गर, उसै पनि अचेल त गुध हुन सिपालु भएकै छ, अनि सल्लाह गरौँला।
7: पठाउनुहोस् न आमा, पठाउनुहोस् पखालौँला त, अनि खासमा कुरो पैसाको हो कि आमा।
9: मलाई अघिदेखि तेरो थियो पारो पारो भाटै शङ्खा लागेको थियो के भनेदेखि आफैले 5-6 हजारले गर्ज तार्नुपर्छ, कहाँबाट ल्याएर दिनु मैले पैसा तँलाई?
7: हत्तेरे, मैले 1500 मागे होइन कि आमा, तिरन तार्ने बाँकी छ, यसो व्यवसाय पनि यसो बढाउनु पर्यो, त्यही भएर 1 लाख जति मागे कि आमा।
9: राम राम राम राम, के भनेदेखि 1 लाख रुपियाँ त मेरा भए जति जम्मै दाँत झारेर बेचे पनि आउन्न।
7: के घर राखेर ब्याङ्कबाट पैसा निकाल्ने त?
9: के रे फेरि घरलाई ब्याङ्क राखेर निकाल्ने? सम्पत्तिका नाउँमा तेरो बाउको अन्तिम चिनो यही एउटा घर हो, बाँकी त जिराको दानो जति पनि बाँकी छैन।
7: के भयो त आमा, बेच्नु लाग्यो हो र भने 1 वर्ष जति ब्याङ्कमा राखेर ऋण तान्ने त हो।
10: आमा छोरी घाम तान्नु पर्छ ल।
11: ए के भयो आमा, उभाइसकेको मुलामा फेरि पानी हाल्नु भयो त?
9: के हुनु, कुखुराका साँडाले बिस्टाइदिए।
11: ए हो र, म पखालिदिन्छु नि आमा, उच्च नानीलाई एकचोटि समाऊ त।
7: पर्दैन, मुला मै पखाल्छु, बरु तिमी त्यो नानीको लुगा सुकिसकेको होला त्यो उठाउँछौ।
9: हेर हेर हेर यो लम्पटको पारा, मैले अघि पखाल भन्दा बातैले टार्न खोज्यो, अहिले स्वास्नीले गर्छु भन्दा पर्दैन मै गरौँला भन्छ। के भनेदेखि होइन, तैँले स्वास्नीलाई कति सेपेको
7: होइन अब
9: नसक्दा पो सहयोग गर्ने हो, सक्ने भएपछि पनि सेप्नु पर्छ। स्वास्नीलाई धेरै टाउकोमा नटेका है उत्सवे।
7: हत्तेरी आमा, मैले सानैदेखि काममा रमालाई सघाउँदा टाउकोमा टेकेको हुन्छ र भने। ल छोड्नुहोस्, टक्क लगाएर म तपाईँलाई पनि सघाइहाल्छ नि, बरु त्यो ब्याङ्कबाट ऋण तान्ने कुरा चाहिँ।
9: ल ठिक छ, घर धितोमा राखेर पैसा निकालिदिउँला, तर तैँले स्वास्नीको गुन्यु धोएर होइन, पहिला मेरो छोरो जस्तो भएर बाँचेर देखा।
12: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
13: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको संविधान अनुसार अहिले देशमा कतिवटा अञ्चल र कतिवटा जिल्ला छन्? यसको सही उत्तर हो, अञ्चल छैन र 77 जिल्ला। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाजुराबाट प्रमिला शाही, बैतडीबाट भानु विष्ट, भोजपुरबाट चन्द्रवीर कार्की र दैलेखबाट सुनिता शर्मा विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नेपालको कानून अनुसार कति वर्ष उमेर पुगेपछि विवाह गर्न पाइन्छ? प्रश्न फेरि एकपटक, नेपालको कानून अनुसार कति वर्ष उमेर पुगेपछि विवाह गर्न पाइन्छ?
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 66।
2: ओ गौरी, यहाँ हेर त, यो कुर्ता कस्तो छ?
3: खै खै खै,
4: राम्रै रहेछ त।
2: आमाले हिजो किनेर ल्याइदिनु भएको।
4: रङ कस्तो मिठो, अहिले लाउनु लागेको?
2: आमाले अहिले लगा भन्नुभएको छ।
4: किन, कतै जान लागेको हो र?
2: होइन नि, ठिक हुन्छ कि हुन्न हेर्ने रे। यो ठिक भएन भने आमाले बेलुका असली दिदी कहाँ लगेर मिलाइदिनुहुन्छ अरे।
4: ए
2: ओए, तँ त सुरुवाल दे त।
4: ला, कुर्ता अलि लामो भएन भने
2: त ठिकै छ, आजकल लामै फेसन चलाएछ नि। ओए गौरी, तल कोही मान्छे आए जस्तो छ, हेर त, डाँगी सर हो कि?
4: खै हे, डाँगी सर त होइन। खै, तेरो ठुलो मामा जस्तो लाग्यो, अरूहरू चाहिँ म चिन्दिनँ है।
2: माइजू होला त्यसो भए।
4: होइन, केटा मान्छे छ नौ।
2: हो र, को आए त? खै, म पनि चिन्दिनँ, मामाको साथी होला।
4: हाँसो त ठुलै छ त कुसुम।
5: कान्छी, तयार भएको हो?
2: हजुर।
5: ओहो, कुर्ता त कस्तो सुहाएको छ कान्छीलाई।
2: आमा, यो कुर्ता बनाउनु पर्दैन होला है, यो यतिको लुज भयो हुन्छ मलाई।
5: ठिकै छ, मामासँग अरू को आउनु भयो आमा? यसो भेटघाट गर्न मामाको साथीहरू आएका छन्।
2: ए, ओ मेरो टी सर्ट दिन्छ गौरी, लुगा फेर्छु।
5: अरे, अहिले नै किन फेर्न पर्यो भने? एकछिन लगाइराख न, बरु अलि क्रिम स्रिम पनि लगा।
2: क्रिम
5: लगा न, घर नयाँ मान्छे आएका छन्, भत्ताभुङ्ग भएर बस्दा राम्रो देखिन्छ त। देख्ने मान्छेले पनि प्रेम कुमारीको छोरी त ओहो कस्ती राम्री रहेछ भनौँ न।
2: आमा, ओ गौरी त बसिराखै, म मामाले भेटेर आइहाल्छु।
5: कान्छी, अहिले नजा त, एकछिन पक्न, अहिले एकछिन पछि जालिस्।
2: किन, म भेटेर आइहाल्छु के?
5: छ्या, भन्या कुरा मान्न भने। गौरी, यसलाई अलिअलि मेकअप सेकअप गरिदेऊ त।
2: ए, गर्दिनँ म मेकअप सेकअप।
5: गर्न, अलिअलि पोतपात पारे भइहाल्यो नि।
2: ए आमा पनि, बेला नौ कुबेला किन मेकअप गर्नु पर्यो?
5: तँ जानिन हो न, मामाहरू तँलाई हेर्न आउनु भएको छ
2: के भन्नुहुन्छ आमा?
5: ल, छिटो मेकअप गरेर बस है, म एकैछिन बोलाउँछु तँलाई।
4: ओइ कुसुम, मामा हेर्न आएको भन्ने त तेरो बेको कुरा गर्न आएको हो कि क्या हो?
2: खै, के हो यार, मलाई त केही थाहा छैन।
4: ओइ नतन किन झ्यालबाट लड्छेस्? हेर लड्दिनँ के कुसुम, साँच्ची 100% कन्फर्म तँलाई बिहा गर्नलाई नै मान्छेहरू हेर्न आएको हुन्।
2: यो आमा पनि कस्तो।
4: ओइ कुसुम, केटा पनि तँलै छ जस्तो छ।
2: भयो होस्, ओइ गौरी त खस्रिछ झ्यालबाट, नतन कि भने सुन्दिनस्।
4: पक न, केटा कसो रहेछ त हेर्न दे।
2: किन हेर्नु पर्यो नि, तिन आफूले हेर्न आएको जस्तो। ओइ गौरी,
4: ला कुसुम, तेरो बिहाको कुरा चलेको केटा त कस्तो पाएको उमेरको पो रहेछ त। बाबा आमाले त्यही बुढोसँग बिहा गर्नुपर्छ भने के गर्छस् कुसुम?
6: यसले फेरि किन फोन गरिरहेछ? कति सताउनु सक्यो यार।
7: विवेकजीलाई कसले फोन गरेर सताइरहेछ? मैले फोन नगरे नि फोन गर्ने त धेरै छन् है।
6: अरे सरला, कहाँबाट तिमी यहाँ?
7: किन, सरलालाई यहाँ प्रवेश निषेध लेखेको छ र?
6: सोच्दै नसोचेको मान्छेलाई देख्दा। औ यता बस, के मगाऊ?
7: खाँदैन, फोन गर्दा नि रिसिभ गर्नुहुन्न, कल ब्याक पनि गर्नुहुन्न। तपाईँ त
6: सरी यार, पछिल्लो अलि व्यस्त भएर हो।
7: केमा व्यस्त हो र, त्यही फोन गर्नमै त होला, मलाई थाहै नदी नयाँ नम्बर राख्नु भएको रहेछ।
6: त्यस्तो होइन के, अचेल त्यो भाउको ठेक्काको काममा सघाइरहेको छु, त्यसैले व्यस्त भएको बेला फोन गरेपछि न उठाउन पाइन्छ न कल ब्याक गर्न पाइन्छ।
7: कुरा मिलाउन त खुब जान्नु भएको छ के तपाईँले।
6: प्रमिस यार, विश्वास गर न, बस न, के मगाऊ भन। मैले त बोतलको मगाएको छु कि बोतलकै खाने हो दुईजना?
7: मलाई केही खानु मन छैन।
6: रिसाएको र?
7: छैन, रिसाएर के पाइन्छ र?
6: उसो भए आई लभ यु भन्देऊ नि त, म लभ यु टु भनौँला।
7: चुप लाग्नु, मुखैले लभ यु भनेर हुने माया नत्र नहुने हुन्छ र? मैले तपाईँको मायालाई यहाँ मुटुमा सजाएर राखेको छु।
6: खै कहाँ रहेछ हेर?
7: उता जानु, त्यो हात यता नल्याउनु, तपाईँको यो बानी कहिल्यै नसुध्रिने भयो।
6: मेरो माया मुटुमा कसरी सजाएको रहेछ भनेर हेर्न खोजा के? खै देखाऊ त।
7: नजिस्किनु है विवेक बाबु, जहिले जिस्किनु भए हुन्छ, मलाई मन पर्दैन तपाईँ यस्तो गरेको।
6: ल ल, अब जिस्किन्न। तर तिमीले एउटा कुरा नडाँटी भन त
7: के,
6: म यहाँ छु भन्ने कुरा त तिमीलाई कसरी थाहा भयो?
7: मसँग पनि मान्छे छन्, तपाईँ कहाँ जानुहुन्छ के गर्नुहुन्छ सब पत्ता लगाउँछन्, बुझ्नुभयो?
6: को छ र त्यस्तो?
7: छ नि, बाहिर पनि छन् घरमा पनि छन्।
6: भनेपछि किशनले थाहा दिएको रहेछ होइन? मान्छे त ठिकै हो तिम्रो भाइ, तर त्यसले एउटा काम चाहिँ साह्रै गल्ती गर्यो। त्यसले हाम्रो बारेमा बुवासँग चाहिँ नभन्नु पर्ने थियो क्या?
7: त्यो कुराले त झन् सहयोग गरेका छ, उसकै कुराले त सबैतिर हाम्रो बिहेको लागि राम्रो माहौल भएको छ नि।
6: आजै माहौल बनेर के गर्नु, अहिले बिहे गरेर के गर्ने ल भन त तिमी आफै। अब कलेजको पढाइ नै बाँकी छ, पछि पढाइ सबै सकेर जागिर खानु पर्यो, अनि बिहे भन्ने कुरामा नि हतार गरेर हुन्छ त? तिमी आफै भन न।
7: खै मैले के भनौँ, घरमा बिहेको कुरा अगाडि गइसक्यो।
6: कुरा भन्या जता लग्यो त्यति जान्छ, हेर मिलाउ न घरमा। तिमी पनि अहिले मलाई बिहे नै गर्नु छैन भन्देऊ, कुरा सक्यो त।
7: तर उहाँले,
6: तिमी तिम्रो बुवालाई मिलाऊ, म मेरो बुवालाई सम्झाउँछु, त्यसो गरे भएन?
7: तपाईँको बुवाले त मान्नुहोला, मेरो बुवाहरूले भनेपछि भन्यो भन्यो, मनाउने कुनै सम्भवै छैन।
6: के गर्ने त अब?
7: के गर्नु भन्नु नि, अब अलिपछि गरे नि अहिले गरे नि आखिर बिहे गर्ने नै हो, त्यही भएर।
6: कस्तो कुरै बुझ्दैन यार तिमी, मलाई अहिले बिहे नै गर्नु छैन के, बुझ न कुरा।
7: सबै बुझेको छु मैले, पहिला एकपटक आफूलाई छोरी मान्छे सम्झेर हेर्नु अनि बल्ल भन्नु, बिहेको कुरा चलिसकेपछि छोरीलाई कति गाह्रो हुन्छ, तपाईँलाई के थाहा?
6: अब त्यस्तो बिहे नै नगरी नहुने भए तिमी गर न त बिहे, म तिम्रो यादमै जीवन बिताइदिउँला।
7: भनेपछि छिटो बिहे गरेर गए हुन्थ्यो भन्ने भारे छैन?
6: त्यस्तो होइन के सरला, तिमी फेरि कुरा घुमाउन थाल्यौ, तिमीसँग टाढा हुन मन होला त मलाई।
7: मैले तपाईँलाई राम्ररी चिनिसके, नछुनु मलाई।
6: तैँले मलाई गालामै हानेको,
7: मैले उहिले हिर्काउनु पर्ने, किशनले भन्दा पनि मैले उसको कुरै सुनिन, तिम्रो विश्वास गरे, मलाई अरू केटी जस्तो सोचेर युज गर्न खोजेको, हेर्दै जाऊ म कस्तो केटी हो र के गर्न सक्छु भनेर।
3: त्यहाँ वाक्न नदिनु त उछ बाबु, कस्तो जोर छ अहिले?
8: सौगात, तिमीलाई गाह्रो भएको हो भाइ, बचाउन नसक्नेले स्वाट स्वाट पार्न हुन्थेन नि त
9: दाइहरू, लागेर वाक्या हो त, गिलासमा हालेको रक्सी हेर्दै नआएरी स्वाट पारेको त, कतिखेर माखु डुबेर
8: अनि टक्कलार निल्यौ,
9: त्यही भएर त वाक आयो नि।
8: भनेपछि दारूसँग खाने जर सितन भेटेछ सौगातले।
9: दाईको बिहेमा भाइलाई माखोको सितनसित दारू खुवाउने त हो नि होइन?
8: ए ल्याङ हान्न थाल्यो यार यसले फेरि। लौ त केटा हो, म जान्छु अब घरतिर। सौगात, त आज उत्सवकोमै बसस् नि है, मेरोमा पाहुना पनि धेरै छन्, तँलाई यतै ठिक होला है।
9: भइहाल्छ नि एकमन दाई, उत्सव दाईसँग खासै गफ पनि हुनु भएको छैन।
10: साँच्ची भोलि तिमीहरू कतिखेर जाने नि दुरान फर्काउन?
8: समय त लाग्ला नि यार, दिउँसोतिरै होला।
10: अनि बस्न त एकछिन उसो भए, के हात दिइरहेछस्?
8: अब हिजो बिहे भएको छ, आजदेखि बेसरी धोकेर अबेर राति घर जान पनि त भएन नि स्याडु।
10: अनि तँलाई कसले खा भनेछ त? नखा, एकछिन बस अनि जालास।
4: आ जान्छु भने मान्छेलाई किन रोकिराखेको होला यो उत्सव बाबुले पनि?
10: टक्क लगाएर दोस्तहरूको कुरामा बिचमा नगुसा न भाउजू।
8: पहिला आफैले घर व्यवहार के हो भनेर सिकाउँछ, अनि फेरि अहिले आफैले भुलाउन पनि खोज्छ।
9: घर व्यवहार धानेर पनि रमाइलो गर्न त मिल्छ होला नि हो एकमन दाई।
10: त्यही भनेको मैले, मलाई हेर न, बालबच्चा स्याहार्नेदेखि घर परिवारको झमेला, कुखुरादेखि ढाबासम्मको लफडा,
8: अरूका लागि गरेको होस् रे यार।
10: सुन्न, अनि पैसाको तनाव उस्तै, उबेलाको मोजमस्ती र अहिलेको खुम्चिएको जिन्दगी, तर पनि चलाएकै छु त।
8: साले अस्तिसम्म आजै बिहे गर, भोलि बिहे गर भनेर त्याइस, अहिले बिहे अघिकै जीवन ठिक थियो, यस्तो कुरा गर्छ भाइ? मलाई भड्कालमा ल्याओ त अहिले।
9: त्यस्तो पनि होइन,
10: मैले बिहे गरेर दुई दुईवटा छोराछोरी पनि भइसके, तर तैँले भेटौँ भने दिन मैले कहिले नै भनेको छु र टक्क लगाएर फरक भोगी भएन, आफै छुट्या त।
8: म पनि नौली गाईलाई नौपुला घाँस त खुवाउनै पर्यो भनेर मात्रै हो यार, नत्र त तँभन्दा मनमाउजी प्राणी हो म, बुझिस्?
10: ए अँ बिर्सिस् तैँले, कुरो छिन्न जाँदा मामा ससुराले के भनेका थिए मलाई?
8: के भनेका थिए रे?
10: छोरी टाठी छे, उसको जाहिरी खाने ठुलो रहर छ, पाएसम्म खोजिदिनु पनि भनेका छन्, नबुलेस् नि फेरि।
8: बैकिनीले घरघरि खाना छोडेर किन गर्नु पर्यो जागिर? त नरिसा है, मलाई त भाउजूले पनि बालबच्चा छोडेर अहिले जागिरमा कुद्या मन परेको छैन।
10: के गर्ने त अनि, उसको पुरानै रहर हो जागिर खाने?
8: सबै रहर पुरा हुन्नन् के, त्यसमाथि त्यो जगतैले जागिर लगाइदिएको रे होइन?
10: हो किन?
9: श्रीमतीका कुरा त अहिले नगरिने हुने।
10: चुप लाग्न एकछिन।
9: भइगयो नि त, नबोलिदिउँला।
10: अँ भन् त, जगतले लगाइदिएकोमा के खराबी छ र?
8: त्यो जगतको विगत खासै राम्रो रहेन रहेछ नि, मैले घुरो घुरो सुन्या। पहिला पनि धेरै केटी मान्छेसँगको लफडाले स्वास्नीसँग धन्नै पार पा चुके भएको रे।
10: होइन के भन्छ, कसरी थाहा पाइस् तैँले?
8: थाहा पाइहालिन्छ नि, हाम्रा नि मान्छे छ नि यार।
10: मलाई नि लाग्न चाहिँ अलिअलि कस्तो कस्तो त लागेको हो। यदि तैँले भनेको कुरा साँच्चै हो भने त निगरानी गरिरहनु पर्ने भयो त।
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
1: गत हप्ता सोधेको प्रश्न थियो, तपाई नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ। यसमा तपाईहरूले कुसुम, आयुष, निमकली, उत्सव, हरीश, सन्देश आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भक्तपुरबाट ऋतु मोक्तान, हुम्लाबाट सन्तोष शेर्पा, दैलेखबाट निमिषा थापा र कैलालीबाट विक्रम कठरिया विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, नाटकमा सरलाले कसलाई झापड हानिन्? प्रश्न फेरि एकपटक, नाटकमा सरलाले कसलाई झापड हानिन्?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुणाफल
1: अङ्क 16।
2: आमा म यो लैजान्छु।
3: ए नलैज भने ल खुट्टाएर छोडिस होइन तँलाई लजा। जति भने नि नटेर्ने, नचल भनौ नचल भनौ, चलिया छ चलिया छ। होइन बिताए पनि कति साह्रो गर्न सक्यो भने।
4: के भयो आमा?
3: के कहाँ लड्नु, लडाएर मर नि अचारको सिसी फुटाएर। के भनेदेखि फुट्छ बाबु, नचला भन्यो मान्ने होइन।
4: हेरो दाममै बसेछु नि, यस्तो त नहानेको भयो हुन्थ्यो नि आमा।
3: के गर्नुपर्छ कसो गर्नुपर्छ हामीलाई राम्रोसँग थाहा छ, नसिका तैँले। खुरुक्क त्यहाँ फुटेका सिसा उठा, बच्चालाई तहमा राख्न सकेन भने पछि दुःख दिन्छन्।
4: तलाउने भन्दैमा यसरी मर्ने गरी हान्नु त भएन नि आमा, धन्न सिसाले खुट्टा काटिनेछ सन्देशको।
3: कतिचोटि भने मैले, नचला बाबु फुट्छ भन्यो मरे मान्ने होइन। हेर त सत्यानाश गर्यो नि यसले।
4: सधैँ चक्चक गरिरहनु पर्छ है तिमीलाई नि। ल ल ल भयो भयो भयो, नरौ नरौ नरौ बाबु नरौ, ल ल ल ल
3: अहिले पुलपुल्याउ, पछि टाउका टेक्दा थाहा पाउँछ। बच्चालाई कसै न कसैको डर हुनुपर्छ।
4: ल माथि जाऊ बाबु, अब नाना लगाएर जोयसी दिदीसँग स्कुल जानुपर्छ है। ल जाऊ।
2: हुन्छ।
3: आफूलाई एकछिन फुर्सद छैन, त्यसमाथि यसरी काम बढाइदिन्छ के भनेदेखि। यहाँ आफूलाई फेरि ढाड कर खाएर चल्नु भएको छैन।
4: भयो नि आमा छोडिदिनु न, म उठाइहाल्छु नि।
3: एकछिन गरेर भयो, सधैँ दिनभरि कम्ता सताउँदैन यसले मलाई।
4: बच्चा हो कहाँ जाओस् त आमा, बाउसाईले हेर्दै नि हुने हो, आफूलाई अफिस नगइने भएन।
3: के लछार पाटो लाछ र तैँले अफिस अफिस गरेर जा, अब 8,000 एक छेउ नि पुग्दैन, सबै मैले नि गर्नु परेछ। कुरा गर्छ
4: घरै बसेर पो के गर्ने आमा, जागिर गरे त कमसेकम यसो आफ्नो खर्च बर्चको लागि भयो नि, अर्को मुख ताक्नु परेन नि।
3: त्यस्तो नाथे काम गर्नुभन्दा त घरमा बस्नु नै बेस। घर घर भिखारी चाहिँ पैसा उठाउन हिँडेको छ, भएको इज्जत पनि फालेको छ यसले।
4: फाइनेन्सको काम नै त्यस्तै त हुने आमा।
3: भो भो नसिका धेरै, बोले धेरै हुन्छ खाए तुरिन्छ। मैले तँलाई जागिर नगर भनेको पनि यही कारण हो।
4: अब म के गर्नु त आमा भन्नु त।
5: किन हल्ला गरे हो रमा, के भयो?
4: कसैले हल्ला गरेको छैन
5: आमा, के भयो र?
3: तेरी बुढीलाई सोध, खालि जुरुक जुरुक मात्रै गर्छ भने टेर्ने होइन।
4: के टेरी कि छैन र आमा मैले?
5: रमा आमासँग मुखमुखै नलगा त तिमी।
4: के मुखमुखै लगाइछु र म, सधैँ एउटै कुरामा किचकिच गर्नुहुन्छ, हामीलाई पनि चित्त दुख्छ नि।
3: त्यही त, तेरै मात्र दुख्ने रहेछ चित्त होइन। अबदेखि म केही भन्दिनँ, जे जे मन लाग्छ गर, जहाँ जहाँ जानु मन लाग्छ जा, तर तेरो छोरालाई पनि लिएर जा। अबदेखि म त्यसलाई हेरेर बस्न सक्दिनँ यहाँ।
5: आमा के भा हो कि हाम्रो घरको चालामाला, म त केही पनि बुझ्न सक्दिनँ।
4: अरूको घरमा केही गर्नु खोज्दा साथ दिन्छन्, हाम्रोमा चाहिँ।
5: रमा रमा तिमी पनि नरो, फेरि के भयो तिमीलाई भन त?
4: मलाई अरू केही थाहा छैन, आजदेखि सन्देशलाई हेर्ने काम चाहिँ तिमीले गर।
5: मैले के भनेको रमा त्यस्तो?
4: के भन्नु नि, तिमीले हेर्नुहुन्न छोरा, तिमी पनि बाउ हो नि उसको।
5: होइन कस्तो कुरा गरेको, अब बाउ हुँ भन्दैमा म जहाँ जहाँ जान्छु त्यहीँ त्यहीँ बोकेर हिँड्नु त्यसलाई, सुहाउने त कुरा गर कमसेकम।

0: हिन्दु ओ हिन्दु भात खान आइजो, आमाले पस्किसक्नु भयो।
1: आउँदिन, मेरो काम छ, दिउँसो धोको लुगा पट्याउँदैछु।
0: धेरै जिद्दी नगर, खुरुक्क आइजो।
1: खान मन छैन मलाई, आफू खानु, म खान्न। मैले भने कुरा चाहिँ नमान्ने, मरिगए पनि जान्न।
0: भात नखाने आज?
1: अह, नखाने।
0: यस्तो बेलामा भोको बस्न हुन्न रे के खुरुकेण।
1: होस्, केही हुन्न कहिले काहीँ भोको बस्दा।
0: केटाकेटी पारा नदेखा त, जे कुरामा पनि जिद्दी, जे कुरामा पनि जिद्दी।
1: अनि आफू नै आफू, जे कुरामा पनि मलाई थाहा छैन जस्तो गरे हुन्छ। 12 वर्ष कान्छी नै सही, स्वाइनी पो हुँ त।
0: तनी त 17 वर्ष कि भइसकिस्, बुद्धि चाहिँ अझै केटाकेटीको जस्तो छ। आज म भात पकाउँदिन आमा, तपाईँ पकाउनु श्रेय। अब आमाको घुँडा दुखिया छ भन्ने थाहा छैन र तँलाई, सक्दा त गर्नुभएकै छ नि।
1: म पनि दुई जुकी छु, कहिले काहीँ मलाई नै गाह्रो हुन्छ होला, कुरै नबुझ्ने।
0: तँलाई गाह्रो लागे मलाई भन्न, म गर्छु नि। आमा कस्तो रिसाउनु भयो देखिनुहोस्।
1: खालि आमा आमा मात्रै भन्या हुन्छ, मेरो कुरै नसुन्ने। राम्रो लाउन मिठो खाना दिएर मात्र हुन्छ र?
0: कहिले त्यही मिठो खाना पाइन भनेर झगडा गर्छेस्, मर्यादे गर्दा पनि नहुने।
1: मुखले त गरिहाल्छौ नि मर्यादे, घर व्यवहारमा कहिले मेरो कुरा सुन्ने होइन।
0: चाहिने कुरा गर्छेस् र सुन्नलाई?
1: तिमी नै गर्छौ चाहिने कुरा, नचाहिने कुरा गर्ने मान्छेसँग नबोल्नु नि।
0: धेरै घुर्की नलगाए हिन्दु, हिँड्दौ, भात सेलाइसक्यो, धन्ना गर्न बरु म सघाउला नि तँलाई, हिँड्नु।
1: पढ्दैन माया देखाउनु, एक्लै हुँदा माया गरेर के काम? मान्छेको मुखिन्छ जहिले पनि झनक झनक रिसाएको हुन्छ।
0: यस्तै जिद्दी गर्थेस अनि रिस उठ्छ के मलाई? तैँले भने जे नि हुन्छ त, अब सबै हुन्छ हुन्छ गर्न थाल्यो भने बिहे गरे वर्ष दिन नहुने, नेत्र पुरै स्वास्नीको भयो भन्दैनन् गाउँले?
1: बिहे गरे ताका त जे भने पनि मान्थ्यौ त, मैले दुःख गर्ने तेरै लागि त हो भने होइन?
0: फेरि केटाकेटी पारा देखाइ, यस्तो पाराले व्यवहार चल्छ र भने? ऊ आमा धन्ना गर्न लाग्नुभयो जस्तो छ। आमा छोडिदिनु, अहिले हिन्दु आएर गर्थे, तपाईँ आराम गर्नु त, हिँड्न जाउँ।
1: धेरै नगर है, आफूलाई आज कस्तो गाह्रो भइरहेछ।
0: मलाई सधैँ गाह्रो नै हुन्छ के,
1: कस्तो कुरा नबुझे होला, भएको कुरा भन्दा पनि नपत्याउने। माया गर्नु नै पोइ पाएँ भनेर आफू चाहिँ सबैलाई सुनाउँदै हिँड्छु, पोइको पारा चाहिँ यस्तो छ।
0: के भयो तँलाई भन्न त अनि? अब फेरि गुड्की लाउँछ, के भयो?
1: ज्यान त्यत्तिकै गलेर आएको छ, हल्का पेट पनि दुखेको छ, केही गर्ने जाँगरै छैन।
0: सधैँ केही न केही हुन्छ तँलाई, मैले पहिले नै भनेको थिएँ नि बच्चा पाउन हतार नगरौँ भनेर, जे कुरामा पनि आफ्नै मनोमानी चल्छ तेरो।
1: छोरछोरी भने बेलैमा जन्माउनुपर्छ, बेलैमा हुर्किन्छन्, बेलैमा व्यवहार छिन्न पाइन्छ।
0: बच्चा पेटमा नबसेसम्म खालि बच्चा बच्चा भन्थिस्, एउटा बच्चा पाइहाल्न पाए आनन्द हुन्थ्यो भन्थिस्, देखिस् कति गाह्रो भयो।
1: बच्चा भने त पाइहाल्ने त हो नि, बच्चा जन्मेपछि मात्र छोरी मान्छेको घर पक्का हुन्छ भन्छन्, अलिअलि गाह्रो त जसरी पनि खपौँला।

0: ओ आयुष, तेरोमा फौजी चलिरहेछ कि उस्तै हो?
1: चल्या भन्नु कि नचल्या भन्नु, यो साइडमा अलि राम्रो टिप्छ।
0: मेरोमा त घुमेको घुमे गऱ्यो भने यार, खै त्यो झ्यालखोल त अलि आउँछ कि?
1: नभए यता बस्नु न त,
0: झ्यालखोली पछि त काम गर्ला जस्तो छ। ओ आयुष, हेर्दै यता, हेलो रे, यसले त आज पनि म्यासेज गरे यार, तिन दिनदेखि फलो गरिरहेको छ यसले।
1: को हो खै, नयाँ भाउजू हो कि क्या हो?
0: त त्यस्तै सम्झे हुन्छ। ए फेरि आइसक्यो के छ राजा, हालखबर किन नबोलेको रे? हेर त
1: खै दिन त म भाउजू दर्शन भनेर रिप्लाई गर्छु।
0: चुप लाग, मलाई भड्कन थाले होला छैन, रिप्लाई यसरी दिने हो यी? मलाई ठिकै छ, अनि मेरो रानीलाई कस्तो छ त? अब के रिप्लाई आउँदो रहेछ हेरे?
1: फेरि आयो,
0: के लेखा छ सुन्छस्?
1: म पढिहाल्छु नि खै। राजालाई ठिक भए रानी पनि ठिक हुनु परिगो नि रे। ल
0: अब त थाहा पाइस् नि होइन?
1: थाहा पाए यार, यो त तपाईँसँग पुरै फिदा भइसकेको रहेछ नि त।
0: कुरा गर्न जान्नुपर्छ केटीसँग, फिदा नभए त कुरै आउँदैन नि। ए फेरि आए,
1: ए अहिले फेरि के आयो खै?
0: आज मेरो स्टोरी पिक्चर हेर्यो त। मैले हेरिसके, मेरो बाउ आयो, अहिले अफ हुन्छु ल भाइ।
1: थेट भर्खर रस पर्न थाले बेला अफ भइहाल्यो यार।
0: आज त मैले योसँग लास्टै गफ गर्नु पर्ला भनेको, आज पनि अफ भइहाल्यो यार।
1: मेरो मोबाइलमा यो एड स्टोरी अप्सन नै देखाउँदैन यार, के भयो होला दाइ?
0: किन नदेखाउनु, क्युट स्टोरीमा गएर हेर्न।
1: छैन के, हेर्नु न नपत्याइ।
0: अपडेट सपडेट भयो कि खै? मोबाइल दे त।
1: ए लिनु।
0: के भए रहेछ खै मोबाइल पनि कस्तो उल्टो जस्तो यार?
1: यो अलि फरक छ क्या अरूभन्दा, त्यही भएर त भनिरहेको छु नि दाइ।
0: ए यहाँबाट हेरौँ है त, यहाँबाट गएर यो अपलोड गर्ने अनि सेयर गर्ने, हेरौँ है त चेन्ज हुन्छ कि हुन्न। कसको म्यासेज आयो फेरि, के छ कालु?
1: ए खै खै खै दिन त, यो सबैले हेर्ने म्यासेज होइन यार।
0: अरे कस्तो फास्ट कसेर लगिस् त यार, कसले पठाएको हेर्न दिनुहोस् त?
1: यो हेर्नु मिल्दैन क्या दाइ,
0: कस्तो रहेछ यार, देखा न मेरो म्यासेज भन्थ्यो हेरिसँग कि
1: भोगे देखाउँदिन।
0: साला घुसघुसे विशेष हो र, पुरै डिपमा होस् कि क्या हो?
1: त्यस्तै त्यस्तै हो।
0: अनि तैँले त रोजिनालाई पनि लास्टै मन पराउँछु भन्थिस् त।
1: मन त रोजिनालाई नै पराउँछु, माया पनि उसैलाई गर्छु।
0: अनि यो चाहिँ के हो त फेरि, यता पनि पुरै डिपमा छु भन्छस् त?
1: यो पनि त्यस्तै त्यस्तै हो कि, बुझ्नु न दाइ कुरा मिलाएर।
0: ए मैले बुझेँ, ल खै कोरिज देखा नि त।
1: होस् दाइ देखाउँदिन, बरु फोटोसम्म चाहिँ देखाउँछ है, पहिले यो लगआउट गर्छु ल, पख्न है ग्यालरी खोल्दैछु। ए हेर्नु त,
0: ओ माई गड, वाओ यार, क्या आइटम छ त यार। नाम चाहिँ के रहेछ फेसबुकमा भन्न, मलाई नाम के हो?
1: नाम भन्यो भने त सबै थाहा भइहाल्छ नि दाइ।
0: ए उसो भए नाम नभन्ने त ठिकै छ, तैँले नभने नि उसले भनिहाल्छ नि, तैँले मलाई राम्रोसँग चिनेकै छैनस् केटो।
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा कुन पात्र गर्भवती भएको भर्खरै थाहा भएको छ। यसको सही उत्तर हो रमा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट महेन्द्र रावत, खोटाङबाट विनिता अधिकारी, सुर्खेतबाट पूजा थापा मगर र कास्कीबाट ग्यालो परियार विजेता भन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताका लागि प्रश्न रहेको छ, स्कूलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुवाको चित्र नबनाउने पात्र को हुन्? प्रश्न पुनः एकपटक, स्कूलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुवाको चित्र नबनाउने पात्र को हुन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805750008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 75
2: चेतराज काकालाई पानी सर्क्यो। स्वागत बाबु, पछाडि मिसार दिनु त।
3: बिस्तारै खानुपर्छ नि बुवा। आमा कुन बेला आइपुग्नुहुन्छ र बाउजू?
2: खै सकेसम्म छिटो आउँछु भनेर जानुभएको छ। मिल कतिको भिड छ।
3: ए बुवा, के खाने हो?
2: म बनाइदिउँला नि। केही खाने हो र काका?
4: खान्न भयो, केही पनि खान मन छैन।
5: नखाए त उठ्न सकिँदैन है दाई, खाना त बल गर्नु पर्यो नि।
3: ए बस्नु नै रे त बाउजू।
2: कहाँ चिसोमा थ्याच्च बस्या, सुकुल ल्याउँदैछु। उठ्नु त ल, बस्नु बस्नु कान्छी माया दिदी।
5: रिता दिदी अलि पर सर्नु त ल, बस। अनि चेतराज दाई कस्तो छ अहिले तपाईँलाई?
4: अलिअलि बिसेक भएको छ।
3: त्यस्तोसँग ढल्या मान्छे तङ्ग्रिनु त अलि समय लागिहाल्छैन।
5: घाउ ठुलै छ सौगात?
3: घाउ त त्यस्तो ठुलो छैन, तर बिसेक हुन अलि समय लाग्छ भनेको छन् डाक्टरले।
5: ए माछकोट नै लग्यो होइन?
3: हजुर। इन्दु बाउजू, बाउजूहरू चिया खानुहुन्थ्यो कि?
5: म चाहिँ नखाने, भर्खर घर खाएर कान्छी माया चाहिँ खान्छन् कि, म नि नखाउ होला हौ सौगात। चेतराज दाई त अलि दिनमै कस्तो दुब्लाउनु भएछ, किरिङ हड्डी मात्रै देखिया छ।
2: त्यत्रो दिन अस्पताल बसेर आ मान्छे,
5: के गर्नु? बाबामाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गा मुढामाथि भनेको यही हो। छोराछोरीले बाबामाको पीडा नबुझेपछि यस्तै हुन्छ।
6: त्यही त, भाग्ने मान्छे रमाइलोमा होला। हेर यहाँ दाईको हालत,
5: छोराछोरी गतिला भएनन् भने बाबामालाई कहिल्यै सुख हुँदैन के।
3: बुवा यहाँ सुत्न अप्ठ्यारो भएको हो? जाउँ न त, भित्रै गएर सुत्न। उठ्नु उठ्नु उठ्नु, बिस्तारै। म बुवालाई भित्र सुताएर आउँछु है।
6: हुन्छ हुन्छ, बिचरा दाईलाई यहाँ गाह्रो पनि भयो।
5: छ्या, मलाई त कस्तो रिस नै उठ्यो त्यो कुसुम देखेर। यहाँ बाउको यस्तो हालत छ, थुक्क त्यस्ता पनि छोरी रे। भाग्या थाहा पाउने बित्तिकै डङडङै ढल्या भने होइन चेतराज दाई?
2: हो नि, राति 8 बजेसम्म नआएपछि कुसुमको साथी गौरीलाई सोधे, पहिला थाहा छैन भन्दै थिए, पछि उसैको आमा बाबुले र्याक्ति पारेपछि भनिदिए। उताबाट गौरीको बुवाको फोन आयो, यता काका ढलिहाल्नु।
6: ए
2: रातिको बेला हतार हतार स्वास्थ्य चौकी कुदाएको, त्यहाँबाट माछकोट पठाइदियो।
5: साँच्चै यो कुरा कुसुमलाई चाहिँ थाहा छ कि छैन?
2: कसले भन्नु र, उसँग कसैको कुरै भएको छैन।
6: थाहा भए पनि त्यसले के नै गर्ने हो र? बाबुआमाको बारेमा सोच्ने भए केटो च्यापेर हिँड्थे?
2: अब के गर्नु त, जाने मान्छे गइसक्यो, हामीले त्यस्तो नगरे भए हुन्थ्यो भनेर हुन्छ र। उमेर हो, मन परे केटासँग गए। मलाई त कुसुमले गर्नु नहुने काम गरे जस्तो चाहिँ लाग्दैन है।
5: त्यसो भनेर हुन्छ, बाउको हालत हेर्नु त।
2: अब काकालाई सहन गाह्रो भयो त्यो छुट्टै कुरा। कुसुम र हरिश एकअर्कालाई मन पराउँछन् भन्ने सबैलाई थाहा छँदै थियो क्यारे।
6: त्यही त,
2: अब कुसुमलाई जात नमिल्ने केटोसँग घर परिवारले बिहा गरेर दिँदैनन्, नभागेर के गरोस् त बिचरा।
5: त्यही पनि नि,
2: होस् छोडिदिनुहोस् यो कुरा।
3: विक्रम, तिमी एकपल्ट पुलिस चौकी गएर बुझ न है, निवेदन दिएको त्यत्रो दिन भइसक्यो, केही वास्तै गर्दैनन्। त्यही त, तिमी भने अलि नेता जस्तो मान्छे तिमीलाई टेर्छन् कि। हुन्छ हुन्छ ल।
6: के भन्नुभएको सौगात बाबु? पुलिस चौकी, निवेदन, मैले त केही बुझिनँ।
2: सौगात बाबुले हरिशले कुसुमलाई भगायो भनेर पुलिस केस गर्नुभएको छ।
5: ल हो र,
2: खै यो सौगात बाबुलाई के टाउको दुखाउनु पर्यो होला। कुसुम बच्चा हो र भने कसैले भगाएर भाग्ने, आफ्नो इच्छाले गएको मान्छेको पछि लागेर हुन्छ?
3: कुसुम आफ्नो खुसीले भाग्या हो वा होइन त्यो पछि थाहा होला बाउजू, तर जे भए पनि म त्यो हरिशलाई त जेल पठारै छोड्छु।
7: अनि आयुष, के हो तिम्रो पारा? म्याच सके पछाडि त कलेज पनि रेगुलर छैनौ त, तिमीलाई सन्चो छैन क्या?
8: हल्का सन्चो पनि थिएन, फेरि कलेज आउँदा नि साथीहरू ठुल्ठुला गफ दिने, त्यही भएर।
7: किन, कसले के भन्यो र?
8: छन् 2-4 जना नमुनाहरू, आफू पनि के गर्दैनन् अनि अरूले गरेको नि भ्यालु दिँदैनन्।
7: कसले के भ्यालु दिएन र?
8: अरू कसले भन्छ र, त्यही विशालहरूको ग्रुप त अनि।
7: ए के भन्थे भन त?
8: ए भयो छाड, उनीहरूको त नाम सुन्दा पनि लास्टै रिस उठ्छ मलाई।
7: अनि रिसाएर सबै कुरा समाधान हुन्छ त? तिमीले पनि के भने होला हो? अनि
8: के भनेन मैले, उल्टै उनीहरूले यस्ता लुते, के गर्न नसक्ने, मैले गर्दा कलेजकै बिजत भरे, के भन्छ भन्छ।
7: अनि यो कुरा त भइसक्यो त, फेरि किन कराउनु त्यसै? अस्ति नै गुरु सरहरू बसेर सबै कुरा गरिसक्नुभयो त, अहिले फेरि यस्ता कुरा त्यसलाई किन निकाल्नुपर्ने?
8: ढाड चिलाएर होला नि त्यसको, त्यो विशाले त झन् कति नै आफूलाई गोल्ड मेडलिस्ट ठान्छ भने।
7: जसले जे ठान्छ ठान्न देऊ क्या आयुष, तर तिमीले कसले के भन्यो भनेर उनीहरूको पछि लाग्नुभन्दा सरासर कलेज आउने, अनि अर्को टुर्नामेन्टमा बवाल जित हुने गरी आजैबाट अल्छी नगरिकन प्र्याक्टिस गरे हुन्न? अस्ति गुरुले पनि त यही भन्नुभएको थियो होइन?
8: होइन,
7: तिमी अझै पनि कनाउन छाडे छैन आयुष, खासमा तिमीलाई के भयो भन त?
8: त्यस्तो त खासै छैन, अघि प्यान्टमा पानी परेको थियो त्यही भएर होला।
7: झुट नबोल न, तिमीले होइन भने पनि तिमीलाई लास्टै चिलाइरहेछ, हो कि होइन? साँचो बोल त।
8: सधैँ त होइन, कहिले काहीँ चाहिँ लास्टै चिलाउँछ।
7: अनि अहिलेसम्म चेक गराएको छैनौ?
8: छैन, अस्ति चेक गराउने भनेर गएको, चेकै नगराइ आए।
7: किन?
8: अलि भने जस्तो भएन, त्यही भएर।
7: के भने जस्तो भएन भन त?
8: त्यो डक्टर नै चित्त बुझेन क्या।

0: पहिला त्यस्तै गर्दै हिँड्न लाज लागेन, अहिले चेक गराउँदा लाज लाग्ने हुन्छ?
1: के गरेर मैले?
0: ल ल भो, तिमीले के गरेका छौ भन्ने मलाई राम्ररी थाहा छ। तिमीलाई यो सामान्य चिल्लाउने भन्दा पनि अरू कुरा हुन सक्छ, बरु चाँडै नै चेक गराऊ। फेरि सानो चिजले ठुलो रूप लिएर नि, बरु साथी जान पर्यो, म गइदिउँला।
2: सन्देश, ए सन्देश, के गर्दैछौ?
3: मम्मी, यो टिभीले खोल्न चाहिँ कसरी?
4: बाबु लाउ यो रिमोटले खोला टिभी।
3: रिमोटले होइन के, मैले भित्ताबाट उकाउन खोजे।
5: अरे तँलाई कति चक्च गर्न आउँछ, टिभी खोलेर हेर भनेर भनिरहेछ नि त सानीमाले, भित्ताबाटै किन उक्काउनु पर्यो तँलाई?
3: अनि हाम्रो घरको टिभी सानो छ, यो टिभी क्या ठुलो रहेछ, कार्टुन हेर्न कस्तो मजा आउँछ, लैजाउन मम्मी।
4: ए टिभी लाने, म बेलुका पठाइदिन्छु है त,
5: खालि चकचक मात्रै गर्नुपर्छ, ल टिभी हेरेर बस एकछिन। हैरान पार्छ भने यिनीहरूले, छोराछोरी जन्माउने स्याहार्ने काम कतिले रहेनछ है।
4: आ दिदी, बिहे गराइदिने पनि आफू अनि छोराछोरी हुर्काउन सजिलो छैन भनेर तर्साउने पनि आफू।
5: के गर्छौ त रङ्गमती, अब फेसबुकमा तिम्रो फोटो देखेपछि हिक्मत बाबु रातै हाम्रामा दिनै हाम्रामा धाउन थाले बिहे गराइदेऊ भनेर। अनि
4: खासमा बिहे त गरिहाल्यो दिदी, तर बच्चा बच्चीको बारेमा चाहिँ अहिलेसम्म हाम्रो कुरै भएको छैन।
5: अब कुरा गरेर बच्चा बच्ची हुन्छन् र, मेरो सल्लाह चाहिँ पहिला गतिलो जागिर अनि आफ्नो इच्छा अनुसार छोराछोरी हो कि।
4: हजुरको त मस्ती छ नि दिदी, जागिर पनि छ छोराछोरी पनि हुर्किहाल्छन् अब त।
5: यस्तो जहिले जागिर, अलिक गतिलो महिनाको 25-30 हजार तलब आउने भइदिए पो,
4: अब गर्दै जाँदा बिस्तारै गतिलो जागिर पनि भेटिहाल्छ नि।
5: मेरो पीडा मलाई थाहा छ, बिहे गर्ने बित्तिकै उच्च विदेश गइहाले सन्देश पेटमा थियो, म एक्लैले यसलाई जन्माउन हुर्काउन कति शास्ति पाएँ थाहा छ
4: मलाई।
5: अनि किन गजब भन्छौ त, हेर रङ्गमती, घर चलाउन परिवार चलाउन बच्चा बच्ची हुर्काउन एक्लै त बहुत दुःख पो हुने रहेछ बाबै
4: है।
5: हो नि, मैले यी दुई बच्चा जन्मिँदाखेरि उच्च हुनु र नहुनुमा कति फरक पाएँ नि।
4: आ दिदी, मैले त अहिले बच्चा पाउने होइन के अरे, के अहिलेदेखि बच्चा बच्चीको टेन्सन लिनु,
5: पढाइ चाहिँ सकिहाला है।
4: अँ दिदी, पहिला पढाइ सकेर एउटा कतिलो जागिर नखाइकन त बच्चा पाउने सोच छैन मेरो पनि।
6: ए उसो भए त त्यतिन्जेल मेरा अगाडिका चारवटा दाँत त फुक्लिसक्छन् कि के हो।
4: छ्या, के चिस्केको होला।
5: हिक्मत बाबु पनि
6: हो नि त, बुढो भइसक्यो, लौ यो राख त, मासु अहिले एकछिनमा भुटे हुन्छ, अङ्गुर चाहिँ पखालेर ल्याऊ, खाऊ सबैजना।
4: हस्।
6: अनि दुई बहिनीको खुब सिरियस कुरा भएको थियो कि के हो?
5: उही बाल बच्चा जागिर यस्तै त हो नि कुराकानी।
6: हजुरहरूका केटाकेटी त अब हुर्किहाल्छन्, हेर्नुहोस् जन्मिन बेर्न हो, हाम्रो त कहिले जन्मि कहिले हुर्किने,
5: बिस्तारै भइहाल्छ नि। के ला हतार
4: ल्याएँ है मैले। सन्देश आऊ बाबु अङ्गुर खान,
5: यो टिभी हेरेरै मस्त छ, कचोरामा हालेर दुई चार दाना देऊ न, धेरै खाएको यसले।
4: सन्देश अङ्गुर खाने नि है बाबु।
5: यो बच्चा पछि हुर्काउने पढाउने बढाउने कुरामा त जगत दाई जस्तो मान्छे चाहिँ मैले देखेकै छैन, उहाँबाट धेरै कुरा सिक्न सकिन्छ है।
4: हो र दिदी, त्यस्तो हुनुहुन्छ वा?
5: हो नि, दुईटी छोरीको स्याहार सुसार, लुगाफाटो, घरको सरसफाई, बच्चा बच्चीलाई लेखाउने पढाउने, यी सबै जिम्मेवारी सर्लक्कै एक्लै। ललता दिदीलाई घरको काम गर्ने कहाँ फुर्सद हुन्छ र?
4: हुन त हो नि, खाना पकाउने, लुगा धुने, बच्चा हुर्काउने काम चाहिँ छोरी मान्छेले मात्र गर्नुपर्छ भनेर कहाँ लेखा छ र?
6: तिमी चुप लाग, हेर्नुहोस् भाउजू, तपाईँ जगत जगत जगत भन्नुहुन्छ, उसको खुब तारिफ गर्नुहुन्छ, उसले यो गर्यो त्यो गर्यो भनेर जति बेला पनि जगतकै तारिफ गर्नुहुन्छ।
5: अब बाबु पनि राम्रो कामको तारिफ गर्दा के हुन्छ त?
6: अरू त के हुनु, आफ्नै लोग्नेका अगाडि पराया पुरुषको धेरै तारिफ गर्दा लोग्ने मान्छेलाई मन पर्दैन कि?
5: त्यस्ता कुरा नगर्नुहोस् बाबु। त्यही त
6: मैले यत्तिकै भने आइन, उत्सवलाई जगत तपाईँसँग बोलेको, सन्देश जगतकोमा खेल्न गएको फिटिक्कै मन पर्दैन, यही कुराले फेरि तपाईँहरूको खटपट नहोस् भनेर भने हो, विचार गर्नु होला है बाबु।
7: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्नुहोला।

0: सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
1: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? यसको सही उत्तर हो जनप्रतिनिधि। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत इलामबाट समीमा लिङदेन, दैलेखबाट टीका शाही, बैतडीबाट नरेन्द्र चन्द र दाङबाट शिभविक विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, परिवार नियोजनको कुन अस्थायी साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ? प्रश्न फेरि एकपटक, परिवार नियोजनको कुन अस्थायी साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ?
2: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 30।
2: इन्दु बाउजू, बाल्टी थापिदिनु त, पानी खेर गयो।
3: खोइ दिनु त।
2: अनि एकछिन तपाईँले लुगा मात्र धुने हो कि नुहाउनु पनि?
3: नुहाउँदैन बाउजू।
2: धारा खाली भए बेलामा नुहाए भइगयो नि। धारामा हामी मात्र भए त आज फर्स्ट टाइम होला है, नत्र सबै भिडिन्थ्यो।
3: होस् बाउजू,
2: नुहाउँदिन। अस्ति भर्खर नुहाएको मैले। तपाईँ नुहाउने हो? पहिला नुहाइहाल्नु पर्यो है। बरु खाने पानी पछि थाहा हुन। अहिले फेरि अरू मान्छे आयो भने नुहाउनै पाइँदैन। बाउजू, त्यो बाल्टिनको पानी मेरो लुगा धुने बाटोमा हालिदिने त।
3: लुगा त डङ्गुर रहेछ कुसुम, अलिअलि गर्दै धोयो भने त सजिलो हुन्छ नि।
2: म त एकैपटक धेरै लुगा धुनै सक्दिनँ।
3: पहिला त भाउजू छिटो छिटो धुन्थेँ नि, अहिले त हेर्नु न, स्कुलको होमवर्क गर, पाठको क भ्याउँदै नभ्याउने भने।
2: छोडिसके स्कुल, फेरि के जान मन लाग्यो होला यो कुसुमलाई, के पढ्न मन लाग्यो होला।
3: अनि नपढेर के गर्नु त भाउजू?
2: सौगात दाले मलाई एउटा मलाला भन्ने केटीको किताब पढ्न दिनुभएको थियो है। अनि त्यस किताब पढेपछि त मलाई कस्तो स्कुल जान मन लाग्यो कि, पढ्न त पढ्ने रहेछ भन्ने लाग्यो। अनि
3: जति पढे पनि बिहा गरेर अर्काको घर जानैपर्छ, बेकारमा किन टाउको दुखाउनु। कस्तो चिज पनि,
2: बिहा गर्नुपर्छ भन्दामा पढ्नै नहुने हो र? पढेर बिहा गरे पनि भइहाल्छ नि, होइन बाउजू?
3: हेर न, ठुला कुरा गरे, बा आमाले बिहा गरेर पठाउनु लागिसकेका थिए। चिन्दै नचिने मान्छेसित कसले गर्छ बिहा?
2: म त मरि गए नि गर्दै रहेछ त्यो मान्छेसँग बिहा।
3: काका काकी सोझो भएर पो तपाईँको कुरा सुन्नुभयो। उस्तै बा आमा भइदिएको भए घोक्रिएर पठाउँथे।
2: अँ, हाम्रो आमा सोझो खुब दिनका दिन कराएर मलाई हैरान पार्नुहुन्थ्यो। मैले बिहा गरिदिनु भनेपछि पनि मलाई फकाउँदै हुनुहुन्थ्यो।
3: काकीले मलाई पनि कुसुमलाई सम्झाइदेऊ भन्दै हुनुहुन्थ्यो। मैले जबरजस्ती बिहा गरिदिनु हुँदैन भनेर काकीलाई सम्झाएँ।
2: हाम्रो आमा त्यस्तै हो, एउटा कुरा पाएपछि त्यसैमा झुन्डिरहनुहुन्छ। कोसँग कसले बिहा गर्छ होइन त बाउजू?
3: भन्ने बेलामा नचिनेको मान्छेसँग बिहा गर्दिन पनि भन्ने, चिनेको मान्छे आफूलाई मर्यादा गर्ने मान्छेलाई पनि वास्तै नगर्ने। खै, तपाईँको कुरा त म केही बुझ्न सक्दिनँ है।
2: ल, कसलाई वास्ता गरिनँ र मैले?
3: अचु, हेर न, नबुझा यस्तो गरे, नाम नै भन्नुपर्ने हो र?
2: को हरिस भन्नुभएको
3: हो नि त?
2: गर्छ खुब, त्यस्तो मरिहत्या गर्ने भए त्यो तनुसँग लिपिक्क हुन जान्छ कि क्या?
3: मरिहत्या नगर्ने भए तपाईँले एकचोटि पढाइदेऊ भन्ने बित्तिकै पढाउनु तयार हुन्छ त। हुने बेला आफै परपर हुने, दोष चाहिँ बिचार हरिसमाथि थोपर्ने।
2: मलाई गाली नगर्नु न बाउजू।
3: गाली गरे हो त, सम्झाएको पो त। आफूलाई माया गर्ने मान्छे भाग्यमानीले मात्र पाउँछ है कुसुम। मनपर्ने मान्छेलाई माया गर्नु र उसैसँग बिहा गर्नु जस्तो ठुलो कुरो केही पनि होइन।
2: तपाईँ र नेता दाईको पनि लभ म्यारिज हो बाउजू?
3: होइन, तपाईँको दाई चाहिँ खुब मेरो पछि लाग्नुहुन्थ्यो। मलाई त त्यति बेला तपाईँको दाई फिटिक्कै मन पर्दैन थियो।
2: दाईले तपाईँलाई भगाएर ल्याउनु भएको होइन र?
3: हो हुन त।
2: अनि बाउजू, किन मनै नपरेको मान्छेसँग तपाईँले भागेर बिहा गर्नुभएको त?
3: त्यसको कारण छ नानी, सायद त्यो मेरो जीवनको सबैभन्दा गलत निर्णय थियो। त्यसैले पनि मैले गरे जस्तो गल्ती तपाईँले गर्न नपरोस् भनेर हरिसँगको सम्बन्ध नबिगार्नुहोस् भने हो मैले।
4: ओए आयुष, तैँले अझ त्यो पुरानै कुरा सम्झिरह्यो क्या? हो,
5: बिर्सु भने नि याद आइरहन्छ, के गर्नु त?
4: त्यो टार्जन फोटो त पुरै आरती घुम्यो जस्तो घुमिरह होला होइन? केटाकेटीले त लास्टै दर्शन गरे होला नि।
5: ए, तपाईँ घरिघरि त्यही कुरा नगर्नु न कि विवेक दाई।
4: चिन्ता नले
5: मला,
4: यस्तो फोटोले त झन् तेरो भ्यालु बढाउँछ बुझिस्?
5: त्यस्तो भ्यालु बढ्ने भए आफ्नै बनाएर हाल्नु न त।
4: हाम्रो पनि गयो होला नि आफ्नै स्टाइलमा त। मुला बच्चालाई के थाहा,
5: कहिले आउँछ फेसबुक भरिने गरी अनि थाहा हुन्छ के हो भन्ने कुरा।
4: मिलाएर पठाउन जान्नु पऱ्यो नि केटा, तैँले जस्तो अनुहारै नदेखेकोलाई चिन्दै नचिनी पठाउने हो र?
5: महाको पापी मान्छे रहेछ यार।
4: को मान्छे
5: त्यो फेसबुक वाले?
4: त्यही त, यस्ता काम बुझेर गर्नुपर्छ भन्छु नि, भाइहरूले थाहै नदिकन लुकी लुकी गर्छन्। अनि
5: मैले के लुकाएको थिएँ र? सबै त थाहा थियो नि।
4: दिन्छस् थाहा, लुकी लुकी लभ यु मोनु लभ यु मेरो रानी गर्थिस् त, देखाइहाल्यो नि रानीले आनी बानी।
5: बिस्तारै पत्ता लाग्ला नि कति दिन लुक्ला र।
4: अझै पनि म भन्छु यस्ता कुरामा टेन्सन नले, यस्ता झारपाती कुरामा टेन्सन गरेर कसैले केही दिनेवाला छैन।
5: टेन्सन पनि के पाउनलाई गर्ने हो र?
4: त्यही त नगर भनेको नि, तँलाई त झन् केटीको फोन आउनुपर्ने हो, आएको छैन अहिलेसम्म।
5: चुप लाग्नु तपाईँ, खाली यस्तै कुरा, बरु यस्तो कसले गर्यो होला भन्ने सोच्नु न।
4: तैँले त खुसबुले गरे हुनसक्छ, भन्थिस् त कसले गरे रहेछ सोधिनस्।
5: होइन रहेछ, सोधिसके उनीहरू पनि लागिरहेछन् यही खोज्नलाई।
4: जति खोजे पनि भेटिनेवाला छैन, दुःखै नगरे हुन्छ।
5: एकपटक आइडी खुलेपछि लोकेसन ट्रेसिङ गरेर पत्ता लगाउनु हुन्थ्यो, आइडी नै नखोल्ने भएर पो त।
4: गरिस् ट्रेसिङ, चोरले सबै चोरेर लगेपछि फेरि बाटो देखाइदिन आउँछ त।
5: त्यही त, के गरी उपाय नलाग्ने भयो त, के गर्ने गर्ने।
4: यस्तो कुरामा टेन्सन गरेर केही फाइदा छैन।
5: मलाई अरूभन्दा पनि त्यो क्लबबाट निकालेको लास्टै तनाव भइरहेछ यार।
4: के ज्याक लगाइदिनु पर्यो, रिजन गर्छस्?
5: के ज्याक लगाउनुहुन्छ तपाईँले?
4: सुटोलाई भन्छु नि, त्यो तेरो खेल समितिको अध्यक्ष छ नि, हाम्रै सुटो सँगसँगै पढेको रे त।
5: भयो अब, मेरो ठाउँमा त्यो मिलनलाई राखिसकेछन्, अब के काम छैन दाइ।
4: ए, मिलनलाई पो राखिसकेछन्? मुलाले त्यही भएर पो अस्ति मलाई गफ दिइरहेछ त।
5: के भन्थ्यो र?
4: मान्छेको क्षमता मात्र भएर हुन्न, दिमाग चलाउनु पर्छ, दिमाग भन्दै थियो अझै। यसका चुरीफुरी अलि बढी नै बढे जस्तो छ, कहिले भेट्छ न मजाले मेरो हातको।
5: तपाईँलाई के गर्यो र?
4: मलाई किन, तेरो इन्सल्ट गरे पनि त राम्रो होइन नि, मसँग किन ठुलो कुरा गर्नु पर्यो त्यो फ्युसाले।
5: त्यो मिलनले अध्यक्षकै पहुँच त लगाएको होला नि।
4: लगाओस्, हामीलाई बाल भयो र, तर हामीसँग ठुलो पल्टिनु भएन के, कुरो त्यही हो।
5: कोचहरूले मैला नै राख्नुपर्छ भन्ने कुरा खुसबुले अध्यक्षलाई गएर सुनाएको रे।
4: अनि
5: त्यो अध्यक्षले हुन्छ हुन्छ भनेर सुने नसुने गरी टारेछन्, लास्टमा यही मिलनलाई राख्नु पो रहेछ।
4: मैलाले ज्याक लगाएछ, नत्र के राख्थे यस्तो तोरीलाई।
5: ज्याक त होला नि, त्यसका अङ्कल पनि त्यही समितिमा छन्, त्यही त होला।
4: अब अङ्कलै त्यही भएपछि त सकिगयो नि, अरू के कुरा गर्नु पर्यो र?
5: अरू बेला प्लेयर छान्नु पर्यो भने झन्डै 3 महिना लाग्थ्यो।
4: अनि के तै मुलालाई कुरेर बस्छन् त, उनीहरूले पनि त आफ्नो टिम मिलाउनु पर्यो।
5: मलाई क्लबबाट निकाल्न साथ मिलनलाई राख्नु, अध्यक्षले पनि उसैलाई सपोर्ट गर्नु, मिलनले पनि नचाहिँदो नचाहिँदो फुर्ती देखाउनु, यो सबै हेर्दा कतै यो मिलनले चाले गोटी त होइन।
6: उत्सव उत्सव उत्सव कस्तो निदाको, उठ न।
7: के भयो
6: उत्सव, उठ न।
7: के भयो, नसेतेर किन उठेको?
6: हेर न, मलाई के भयो एकदमै गाह्रो भयो भने।
7: के भयो तिमीलाई?
6: तल्लो पेट दुखेर सुत्नै सकिन।
7: सुत्न अप्ठ्यारो भएर पो हो कि?
6: होइन, अघिदेखि सुत्नै सकेको छैन, हेर न, सन्चो होला कि भनेर गरी यता गरे गरी उता गरी उतै भएन।
7: अनि कस्तो गरेर बस्यो त? अलि सजिलै बस्छ त। ल,
6: उठ्दा पनि दुख्छ, बस्दा सन् दुख्छ, के गर्ने होला उठ्छ।
7: दिउँसो के खायो र?
6: त्यस्तो केही खास छैन, उही सधैँ खाने कुरा त खाएको हो नि मैले।
7: के गर्ने त, पानी खान्छौ?
6: होइन, नखाने।
7: एक नासले दुखिरहेछ कि?
6: खै, कहिले काहीँ ठिक भए जस्तो हुन्छ, फेरि एकछिनमा दुख्छ।
7: अनि अस्ति बिचमा देखाउन जाँदा के भनेथ्यो त डाक्टरले?
6: बच्चा जुन मात्रामा बढ्नुपर्ने त्यो बढिरहेको छैन रे भनेको थियो।
7: अनि के औषधिहरू दिएनन्?
6: त्यही पहिला खाइरहेको औषधि र अर्को एउटा औषधि थपिदिएको थियो।
7: के भयो त फेरि, यसो निदाउने कोसिस गर न, कम हुन्छ कि।
6: निदाउन सके त हुन्थ्यो नि, फिटिक्कै निद्रा आएन।
7: के गर्ने त, के गर्ने, आमालाई बोलाउँ त, रमा आमालाई बोलाउँ।
6: के गर्ने गर्ने,
7: रमा आमा आमा ए आमा,
8: के भयो, किन करा गर मते राता,
7: यहाँ आउनु न एकछिन, रमालाई यहाँ गाह्रो भयो भन्छन्। कसलाई के भयो भने उत्सव भाइ? ए रमालाई सन्चो भयो होइन दाइ?
8: के भयो भने? ओइ रमा, के भयो?
6: पेट दुख्यो।
8: पेट दुख्यो? कहाँनिर दुख्यो?
7: बेस गरी नै गाह्रो भयो र उत्सव भाइ। खै दाइ, दुख्यो भनेर छटपटाइरहेछ
2: के भनेदेखि कहिले काहीँ त अलिअलि दुखिहाल्छ नि
6: खुट्टा पनि कस्तो अरू भएको छ
2: ल ल नआत्यौ न नआत्यौ उठ्छ
7: हजुर
2: जा त भान्साबाट तातो पानी लिएर आइज तिमीहरू यति पनि केही सहन सक्दैन
7: तातो पानी त यहीँ थर्मस छ नि आमा खान्छौ भनेर भनेको खान्न भने
2: गिलासा राखेर दिएन अनि पो खान्छ
9: उठ भाइ यो साह्रै नै गाह्रो भएको जस्तो छ अस्पताल लाँदा नै ठिक होला कि
7: खै के गर्ने गर्ने यति राति
2: पर्दैन कहीँ लान यहीँ ठिक हुन्छ ल रमा यो तात तातो पानी खाऊ त बिसेको हुन्छ
7: अलि टाउको उठाउ न फेरि सर्केला कि अलि उठाउ त
6: कस्तो भएको छ मान्छे
9: टाउको दुख्ने रिङ्गाटा लाग्ने जस्तो पनि भएको छ र रमा बहिनी
6: खै अलिअलि त दुखिरहेछ टाउको नि
9: हेर उच्च भाइ मेरो कुरा मान्छौ भने चाहिँ यस्तो अवस्थामा यसरी घरमा राख्नु हुँदैन बुझ्यौ
7: के गर्ने त
6: कति बस्यो
7: एक बन्द लागिसक्यो
2: आत्तेरै मात्र हुन्छ भने के भनेदेखि व्यथा लाग्ने बेला भए होइन अब कहिले काहीँ बच्चा यताउता चल्दा दुख्ने त भइहाल्छ नि
9: त्यही पनि त अस्पताल लग्यो भने के रहेछ भन्ने थाहा हुन्छ नि त आन्टी
2: भयो भयो पर्दैन लान तिमीहरूलाई के थाहा यस्तो बेला के हुन्छ के हुँदैन भन्ने कुरा हामीले त सबै भोगेर आएको हो यो उत्सव पाउने बेलामा त झन् मलाई कति दिनसम्म गाह्रो भएको थियो
6: होस् न त अहिले
2: अलिक कम भएको छ
6: अघिभन्दा त अलिकति कम छ
2: ल बिस्तारै ठिक भइहाल्छ नि
6: अघि पनि एकछिन कम भए जस्तो भयो फेरि दुख्यो
7: के गर्ने त आमा के लाने हो त एकपल्ट
9: यस्तो सिम्टम देखिनु चाहिँ त्यति राम्रो होइन जस्तो लाग्छ है मलाई चाहिँ बरु यहाँ समय खर्च गर्नुभन्दा त छिटो लग्दा बेस हुन्छ होला
7: आमा आमा गाडी भनौँ त उसो भए
2: अब तँलाई डाक्टरलाई पैसा खुवाउनु मन लाग्यो भए दुःख पाउनु मनै लाग्यो भए लैजान त म के भन्नु
10: फल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
11: गत हप्ता सोधिएको प्रश्न थियो कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन् यसको सही उत्तर हो विपक्षमा सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाजुराबाट राजकुमार सिंह मोरङबाट शान्ता कार्की ढोली झापाबाट बुलेट खत्री र बाराबाट चम्पा चौधरी विजेता बन्नुभएको छ तपाईहरू सबैजनालाई धेरै धेरै बधाई तपाईले रु 200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ प्रश्न फेरि एक पटक गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ
12: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 101।
2: अह
3: के बुवा,
2: उफ कस्तो पोलियो नि मर्ने गरी
3: हेरिका, पानी खानु हेर्नु त मम्मी बाबा त पुरै आँसु निकालेर रुनु पो भयो त।
4: त्यही त भने तेरो बाउको आँखामा आँसु अडिँदै अडिँदैन।
2: तिमी नि भन्न पाएस त डराइदिन्छौ के चम्पा।
4: परेन त
3: बुबा, ल दाल फ्राई र परोठा खानु है त।
2: अहिले खाउँला, यहाँ जिब्रो कोलेर खपिन सक्नु भइरहेछ। बरु ल यो मोमो खाऊ, म सक्दिनँ अब।
3: मम्मीले खानुहुन्छ।
4: अँ यो सबै मलाई खुवाएर बिरामी बनाउने विचारमा छौ कि क्या हो तिम्रा भाउ छोरी?
3: हजुरलाई यो निकै मनपर्छ नि त।
4: अनि मनपर्छ भन्दैमा सबै एक्लै खाउँ त।
2: घरको मात्र कति खानु, कहिले काहीँ होटलमा खान पाएन हुन्थ्यो भन्थ्यौ त। अब आज के भयो, खाऊ न त्यो मरुन्जेल।
3: ए बुवा पनि कति डिस्काउन्ट भयो होला आमालाई।
4: हेर न हेर कति न फुर्ती लाग्यो, आफैले ल्याए जस्तो। छोरीले नल्याए भए अहिलेसम्म घरमै चामलमा कतिवटा चिर्सा परेछ भनेर निकालेर आउँथे।
2: भन्न पाएँ भनेर धेरै पचक्कै पर्ने गरी नभन त चम्पा। आज होटलमा खाना खाने भनेर मैले नै ओल्याएको भयो नि त खुसबु।
3: हो कि मम्मी, खासमा म राष्ट्रिय खेलाडीमा छनौट भएको खुसियालीमा बाबाले नै खुवाउँछु भन्नुभएको।
4: ओहो ठुलै काम भएछ त। अब भोलिदेखि सूर्य पनि पश्चिमबाटै उदाउँछ होला होइन।
3: एकैछिन चुप लाग्न। हेलो हजुर, नमस्कार। हजुर हजुर बोल्दैछु। ए मैले गर्नुपर्ने? ए हुन्छ हुन्छ हुन्छ, ल्याइदिनु न है हेरौँला।
2: ए के भयो खुसबु, के हेर्ने कुरा गरे?
3: छ नि बुवा, त्यो विलासनगर सिमेन्ट फ्याक्ट्रीको एउटा टिभी एड बनाउन लागे रहेछन्, अनि त्यसैको टिभी एड गर्ने रे। त्यही भनेर एड एजेन्सीले फोन गरेको, पैसा पनि राम्रै दिन्छु भनेको छ।
2: देख्यौ त चम्पा, हाम्री छोरीलाई मान्छेले चिन्न थालेपछि त फोन गरी गरी पैसा आउने काम दिन थाले है।
4: यो टिभीएस भनेको चाहिँ के हो र?
3: टिडिएस होइन कि मम्मी, टेलिभिजनमा प्रचार आउँछ त हो, त्यस्तै विज्ञापन बनाउने भने के। तर खै मलाई एक्टिङै गर्न आउँदैन, कसरी पो गर्ने हो?
4: ए हाम्री छोरी हेर्दा हेर्दै अब टिभीमा पनि देखिने भए होइन त।
2: उनीहरूले सिकाइहाल्छन् नि, डाइरेक्टरले जसो जसो भन्छन् त्यसै त्यसै गर्ने त हो नि।
3: अनि उनीहरूले भने जस्तो गर्न आफूले चाहिँ जान्नु परेन त
4: बाबु पनि।
2: जानिहालिन्छ नि, यत्रो राष्ट्रिय खेलाडी हुन लागे मान्छे गरिहाल्छौ नि छोरी।
4: गर्छौ गर्छौ छोरी।
3: फेरि उनीहरूले नै गरे क्या हो, ल्यान्डलाइनबाट फोन आइरहेछ, फेरि केही भन्नलाई पो हो कि। हेलो, ए आयुष, अँ भन्न त, कुन हस्पिटलमा? ल ल ल ल म आइहालेँ ल।
2: होइन के भयो?
3: खै के भयो, आयुष पुरा रुन्चे स्वरमा बोलाइरहेछ, हस्पिटल आऊ मात्रै भन्छ, अरू केही भन्दैन।
2: होइन अस्ति पसलमा आएको बेला बुबालाई सन्चो छैन भन्दै थियो कि आयुषका बुबा।
4: राम राम राम।
5: आदरणीय उपस्थित महानुभावहरू, अब म हाम्रो यस ब्याङ्कको माझकोट शाखालाई देशभरबाटै उत्कृष्ट बनाउनु हुने शाखा प्रबन्धक श्री ललिता ठकुरी म्याडमलाई सम्मान गरिदिनु हुन आजको कार्यक्रमका प्रमुख अतिथिज्यूलाई आग्रह गर्दछु, र सम्मान ग्रहण गरिदिनु हुन ललिता म्याडमलाई आग्रह गर्दछु। धन्यवाद। पुरस्कारको रूपमा नगद रु 1,00,000 र सम्मान पत्र रहेको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। अब म संक्षिप्त मन्तव्य राखिदिनु हुन यस वडाका वडाध्यक्ष लालु भण्डारीज्यूलाई हार्दिक आग्रह गर्दछु।
6: धन्यवाद। मलाई धेरै भाषण गर्न त आउँदैन, काम गर्ने मान्छे भनेर जनताले वडा अध्यक्ष बनाइदिए। म के भन्न चाहन्छु भने यी ललिता बहिनीका परिवार हाम्रो गाउँका होइनन्, बस्तीपुरबाट जागिर खान यहाँ आएर बसे। आज माझकोटवासी कसैले पनि यिनीहरूलाई बाहिरका हुन् भन्दैनन्। सुरु सुरुमा यो बैङ्कमा जागिर खान आउने ललिता बहिनीलाई सबैले हेपेको पनि देखेका छु। अब अहिले यी ललिता बहिनीलाई यही हलभित्र नमस्ते गरे पनि देखेका छु। अब महिलाले भात पकाउन छोराछोरी पाउन बाहेक अरू केही जान्दैनन् भन्नेहरूको मुखमा यो कुराले चाहिँ मुखै टालिएको छ। मलाई ललिता बहिनीको अझ धेरै प्रगति हेर्न मन छ। भन्दै मेरा दुई शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।
5: यहाँलाई धेरै धेरै धन्यवाद। अब म आज पुरस्कृत हुनुहुने व्यक्तित्व ललिता म्याडमलाई आफ्ना भनाइहरू राखिदिनु हुन अनुरोध गर्दछु।
3: धन्यवाद। सबैभन्दा पहिला त म मेरो ब्याङ्क जसले मलाई पत्याएर यो जिम्मेवारी दिनुभयो, जिम्मेवारी कसरी निर्वाह गरेको छ भनेर नियमित अपडेट लिइराख्नु भयो र त्यसको मूल्याङ्कन गर्दै तिमीले राम्रो गरिरहेको छौ है भन्दै आज यो सम्मान गरिदिनु भयो। म ब्याङ्कका डेप्युटी सिइओ म्याडम मार्फत ब्याङ्कको व्यवस्थापनप्रति आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी म आभार व्यक्त गर्न चाहन्छु मेरा दुई आँखा जस्ता मेरा छोरीहरूलाई, जसको अनुहार हेर्दा म जस्तो सुकै थकाइलाई पनि भुल्ने गर्छु, र सबैभन्दा धेरै आभार व्यक्त गर्न चाहन्छु मेरो जीवनसाथी जगतलाई। परिवारको जिम्मेवारी, छोरीहरूको सरसफाई, गृह कार्यदेखि भान्जाको काममा समेत मलाई कहिले ऊ आउँछ र गर्छ भनेर कुरेनन्। कतिले त तिम्रो श्रीमानले के गर्नुहुन्छ भन्दा मैले लेख्नुहुन्छ उहाँ लेखक हो भन्थे। धेरैको फेरि यही प्रश्न आउँथ्यो कि लेख्नु त हुन्छ होला तर काम चाहिँ के गर्नुहुन्छ भनेर। यी र यस्ता प्रश्नहरू धेरै सुने मैले, र म आज यही मञ्चबाट भन्न चाहन्छु उनले हाम्रो घरको सारा जिम्मेवारी समेत तानेका छन्। उनी मेरा घरका स्याहारकर्ता हुन्। त्यसैले त म आज यो ठाउँमा छु। म तिमीलाई पनि यो मञ्चमा बोलाउन चाहन्छु र मेरा साथमा मेरा दुई छोरीहरूलाई पनि म यो स्टेजमा बोलाउन चाहन्छु। के कुरा भन न जगत?
7: खासमा म ललिता उत्कृष्ट ब्याङ्कर भए जस्तो अथवा यिनले भनेको जस्तो उत्कृष्ट श्रीमान चाहिँ होइन, खालि आफूसँग भएको समयलाई घरमा व्यवस्थापन गरेको मात्रै हो। यो त मेरो स्वाभाविक जिम्मेवारी हो नि। मैले मेरा यी दुई छोरीहरू हुर्काउन कुनै रकेट साइन्स लगाएको पनि छैन। उनीहरूसँग हर वखत उनीहरूको साथी जस्तै भएर नजिकिन्छु ताकि उनीहरूले आफ्ना सबै कुरा मसँग भनन्, कुनै कुरा भन्न डराउनु नपरोस्। त्यसैले मेरो जस्तै सबैको घर परिवारमा पनि नियमित संवाद होस्। बाउहरूले पनि घर परिवार बुझ्ने कोसिस गरून्, त्यही भएर हामीले यस ठाउँमा बाउ समूह पनि बनाएका छौँ। मेरो भनाइको अन्त्यमा म के भन्न चाहन्छु भने लालुकाकाले बाउ समूहको अभियानलाई निरन्तरता दिन खास भूमिका खेल्नुहुनेछ भन्ने विशेष अपेक्षा गरेको छु। यति भन्दै म मेरो कुराहरू यहीँ राख्न चाहन्छु। धन्यवाद।
8: त्यो त है एकैछिनमा पसिना पसिना भयो भने।
9: अनि कस्तो होला त कम्पिटिसन आउने मान्छेले तयारी त गर्नुपर्छ नि।
8: बिचरा, अब कविता त त्यसको ठिकै थियो तर प्रस्तुति चाहिँ ओहो झुर।
10: चोरा कविता पो हो कि?
8: होइन, चोरा त होइन जस्तो लाग्छ। स्मारिकाहरूमा पनि रेवन्त जोशी भन्ने नामहरूबाट कविताहरू छापिरहेको हुन्छ, फोटो पनि त्यसैको हुन्छ।
9: अनि त्यस्तो कविता लेखिरहने मान्छेलाई के भयो होला है, आफैले लेखा कविता पनि पढ्न नसक्ने?
8: कोही कोही त्यस्तै हुन्छन्। हाम्रो स्कुलमा पनि थियो नि एकजना, के रे त्यसको नाम, सञ्जय, त्यो पनि त्यस्तै थियो नि। पढ्नमा एकदमै ट्यालेन्ट तर केही कुरा बोल्नु पर्यो भने रातो हुन्थ्यो।
10: हो हो, ठिक भन्छ, त्यो पनि त्यस्तै थियो।
8: मलाई पनि त पहिला कस्तो डर लाग्थ्यो है, झन् रेवन्तलाई देखेपछि त मेरो पनि त्यस्तै हालत हुन्छ होला, सबैजना हाँस्छन् होला जस्तै लागेको थियो। तर स्टेजमा चढेपछि त डर सर कता हरायो हरायो।
10: तैँले कविता पढिसके पछाडि सबैले ताली बजायो हो?
8: कविताको बिचबिचमा पनि बजाए
9: बजाइहाल्छन् नि। हाम्रै कुसुमको वाचन शैली कस्तो राम्रो छ, होइन त कविज्यू?
8: त्यो त हो, कुसुमको कविता भन्दा पनि वाचन शैली धेरै राम्रो हुन्छ। त्यहाँ पनि त्यस्तै भन्दै थिए नि, कविता त अरूहरूको पनि राम्रो थियो रे तर भन्ने तरिकामा चाहिँ मेरो नम्बर बढी आयो रे।
10: त स्टार भइस यार, रेडियोमा तैँले जितिस् भनेर समाचार आएपछि त गाउँका जसले पनि तेरै कुरा गरिरह हुन्थे।
8: हो र? त
10: बेलुका म ठगुन नभएको पसलमा गएको थिएँ है, त्यहाँ पनि तेरै कुरा गरिरहेको थिए। कुसुमले गाउँकै नाम राखे भन्दै थिए, तेरो बुवा पनि दङ्ग पर्दै गफ गर्दै हुनुहुन्थ्यो।
8: बुवाको कुरा गर्छेस्, बुवा त अहिले कस्तो अर्कै हुनुभएको छ। मेरो जस्तो छोराछोरीहरू कसैको छैन भन्नुहुन्छ नि। ओहो, कत्रो ठुलो हाँसो हो,
11: निकै रमाइलो भयो जस्तो छ त।
8: ग्याङ जम्मा भएपछि रमाइलो हुँदैन त?
11: हुन्छ हुन्छ, रमाइलो पनि गर्नुपर्छ। अनि
9: हामीलाई एक घन्टा अघि बोलाएर आफू चाहिँ यसमा आउने हो सौगात दाई? कस्तो भोक लागिसक्यो।
8: उसलाई चाहिँ फेरि खानाकै हतार छ।
9: घडी हेर त, 4 बजिसक्यो अनि यस बेलासम्म भोक लाग्दैन त?
11: ल ल खाउँला। अप्सरा जाऊ त खाजा भनेर आऊ।
8: ल के खाने भन त? मिठो खाने। के मिठो भन? गुलियो मिठो के?
9: के
8: हलवा? हुन्छ
9: हलवा तरकारी भनौ त,
8: मलाई त जे पनि हुन्छ।
9: अँ हुन्छ हुन्छ, ओ हलवा तरकारी नै भनौँ।
11: अप्सरा चिया पनि भन है।
8: ल ल।
11: अनि एउटा गुड न्युज सुन्छौ?
9: के दाई?
11: हामी पल्ला गाउँको सुस्मिताको बिहे रोक्न सफल भयौँ नि।
9: हो, मैले त कस्तो सोध्नै बिर्सेको। अनि सुस्मिताको बुवा आमाले मान्नुभयो त?
11: बल्ल बल्ल मनायो नि। पहिला त छिनिसके बिहे किन रोक्ने भनेर नि खोज्दै थिए। अप्सराले आफ्नो उदाहरण दिएर सम्झाएपछि बल्ल बल्ल माने।
9: ए हो र,
8: राम्रो भएछ।
9: ए अँ, आज हामीलाई भेला हुन किन भन्नुभएको सौगात दाई?
8: ल कुसुमले भनिनन् र? ए ला गफे गफमा भुसुक्कै बिर्सेछु मैले।
11: आफ्नै कुरा गर्न थाल्यो होला कान्छी।
8: हामीले तिमीहरूलाई बोलाउनुको कारण एउटा क्लब गठन गरौँ कि भनेर हो। कस्तो क्लब?
11: यस्तो एउटा क्लब जसले चाहिँ बाल विवाह रोक्न सकोस् अनि बाल विवाह हुन नदिनका लागि धेरै कामहरू गर्न सकोस्।
8: त्यस्तो काम हामीले गर्न सक्छौँ त सकात दाई?
11: किन सक्दैनौ, मजाले सकिन्छ।
8: खै हाम्रो कुरा त कसैले खाँदैन। त्यही त, हाम्रो कुरा कसले मान्छ र?
11: एक दिन नखाला नि, दुई दिन नखाला, भनेको भने गरेपछि त मान्न कर लागिहाल्छन्।
8: त्यही त।
11: हेर तिमीहरू जतिको किशोर किशोरी लागि पर्यो भने हामी बाल विवाहले रोक्न सक्छौँ।
8: दाई भन्न मात्रै सजिलो छ।
11: आमा बुवालाई तिमीहरूको कुरा मान्न समय लाग्ला, तर तिमीहरू जस्तो किशोर किशोरीले त तिमीहरूको कुरा सुन्छन् नि। किशोर किशोरीलाई भागी विवाह गर्नबाट रोक्न मात्रै सक्यौँ भने पनि हामी सफल हुन्छौँ। त्यसको लागि तिमीहरू चाहिँ राजी छौ कि छैनौ त्यो चाहिँ भन त।
12: नमस्ते, म धनकुटाबाट हरपल रोशनी रुपेगुना फलको नियमित श्रोता। रुपेगुना फल मन नपर्ने सायद कमै मात्र हुनुहुन्छ होला। अहिले जति पनि युवा साथी हुनुहुन्छ, रुपेगुना फलबाट केही कुरा सिक्नु पनि भएको छ र केही कुरा आफूमा लागू पनि गरिराख्नु भएको छ। अहिले यो जुन रमा र उत्सवको नानी छ पूर्णिमा, उसलाई आँखामा समस्या पनि भइरहेछ। अहिले उत्सव र रमालाई त्यत्तिकै ध्यान दिएको अवस्था पनि छ र त्यही छोरीको लागि आफ्नो फ्यामिलीसँग त्यागेको अवस्था पनि छ। एकदम राम्रो लाग्छ।
13: गत हप्ता सोधिएको प्रश्न थियो, विवेकको रगत जाँच गर्दा के देखिएको छ? यसको सही उत्तर हो एचआईभी। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कास्कीबाट राजकुमार गुरुङ, रुकुमबाट झरना पुन, कञ्चनपुरबाट परमानन्द भट्ट र उदयपुरबाट विपना परियार विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? प्रश्न पुनः एकपटक, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 71।
2: ओ आयुष, एकछिन पछि त यो बेडलाई कचाक कचुक पार्ने होला है। यस बेलासम्म मान्छे त आएकै छैन, के पार्ने भन्छस् त? आज पनि पहिले जस्तै लास्टमा त्यसै फर्किन त हुन्न नि।
3: ए आउँछे हो आउँछे, अब आयुषले बोलाएपछि डिम्पल नआउने हुन्छ त? यस्तो राम्रो हिरो छाडेर अन्त कहाँ जान्छ त्यो?
2: अनि घण्टाको हिसाबमा कोठा ल्याऊ, काम भइहाल्छ भने होइन? एक घण्टा बित्नु थाल्यो, पुरै समय बित्दासम्म पनि आइन भने?
3: आइन भने तल काउन्टरमा जाने, फेरि दुई घण्टा थप्ने, पैसा तिर्ने, आउने। त चिन्ता नगर न, तेरो साथी छँदैछ त यहाँ।
2: त्यो पैसा मात्रै थप्दै बस्दै गर्नु त होला नि।
3: ए अझै एक घण्टा छ कि, किन आत्तिको त? अहिले डिम्पल आएपछि तिन मिनटमै कार्यक्रम सकिहाल्ने होला, बेकार आतिन्छ भने। बरु फोन गरेर एउटा अर्को साथी पनि लिएर आऊ भन्न।
2: यहाँ फोन उठाएर आफै आउँछु भन्दै त कति, अन्त साथी ल्याउने कुरा पो गर्छ।
3: हो आयुष,
2: के भयो फेरि?
3: आखिर त्यो तेरो गर्लफ्रेन्ड पनि होइन क्यारे, कि टु इन वान गर्ने हो, तँलाई पनि खर्च कम पर्छ क्यारे।
2: ल मुला, होइन आज त किन यस्तो कुरा गरिरहेको छ?
3: म नि हल्का रमाइलो गरौँ भनेर नि। मिलाइदिएन
2: तेरि वेटर बाइलाई बोला नि त, अटो चढेर एकैछिनमा आइहाल्छ नि।
3: त्यसलाई बोलाएर कि फेरि झापड खानु छ र?
2: तँ त्यस्तै छस् त, जोसँग बोल्यो उसीसँग झापड खान्छस्।
3: तँ पनि केही फरक छैनस्, धन्न कहाँबाट डिम्पल फेला परेछ र मात्रै।
2: ए ओए चुलाक चुलाक, डिम्पलको फोन आइरह।
3: ए ल ल, मिलाएर कुरा गर है, मेरो लागि पनि कोही छ भने ल्याऊ भन है।
2: हेलो, डिम्पल, म यतै होटेलमै, कहाँ हो तिमी? ए ल ल, तिमी त्यहाँ काउन्टर अगाडि बस्दै गर, म माथिबाट आउँछु है। ल ल ल,
3: आइसक्यो रहेछ।
2: त पछाडिबाट निस्के, उसले थाहा नपाउने गरी, म उसलाई लिएर आउँछु।
3: ल ल, नडराई बस, म छु।
2: अनि आफ्नो ड्युटी राम्रोसँग गरेस् नि, फेरि पुलिस आयो भने सिग्नल गरिहालेस् है, नभए मिस कल दिने हुन्छ, म थाहा पाइहाल्छु।
3: अनि हेलमेट ल्याएछस् कि छैनस् त?
2: के हेलमेट भन्छ?
3: लगाउनु पर्दैन हेलमेट के?
4: कन्डम भन्ने
2: छैन, त्यस्तो चाहिँदैन के, त्यस्तो लगाएर रियल फिल आउँदैन।
3: यत्रो खर्च गरेको छस् ल, अहिले त्यो डिम्पलले त्यो नभई हुँदैन भन्यो भने के आर्छस्?

0: होइन, यो लामखुट्टे पनि कति आउँछन् भने लज्जा तलाई कति खान्छ सरकारको रगत। यी लामखुट्टेहरू पहिला पहिला विलासनगरतिर गर्मी हुने ठाउँमा मात्र देखिन्थे, अहिले त यी माझकोटमै के भा हो। यसो हेर्दाखेरि त आमा, कुन दिन चङ्खेलीका टुप्पोमै पुग्छन् यी साँडाहरू।
1: मच्छर चङ्खेलीका चुचुरामा पुग्ने त कुन नि। उता हेर, तेरो छोरो चाहिँ रेलिङ माथि पुगिसक्यो।
0: बाबु के गरेको त्यस्तो? त्यहाँबाट खच्छ फेरि तिम्रो ढाड भाँचिन्छ। यता
2: लड्दिन म, यो भन्दा नि स्कुलमा कस डेन्जर डेन्जर ठाउँमा जान्छु।
1: अरू चाहिँ स्कुल पढ्न जान्छन् के रे, के भनेदेखि त चाहिँ यस्तै बाँदर जस्तै चटक देखाउन त जान्छस् नि।
3: आमा, ए आमा सुन्नुहोस् न।
1: होइन, के उल्का गरिस् र, बाह्र हात उफ्रेको छस् त।
3: के भएन भन्नु न, छोरी पूर्णिकाले मलाई बोलाए नि, टक्क लाएर कस्तरी बाबा भने कि आज।
0: यी हो र,
1: म त के न होला भनेको।
3: के न त हो नि, छोरीले पहिलो पटक मलाई बाबा भनेर बोलाए, सुने सन्देश।
2: मलाई पनि अस्ति न दादा भनेको नि बहिनीले।
1: ए हो, तिमीहरूलाई भन्दा पहिले मलाई त आमा आमा भनेर बोलाइसकि।
3: ए हो र भने।
0: मलाई पनि मम्मा मम्मा भन्छ त।
3: झन् क्या दङ्ग परेर छोरीले पहिलो पटक बाबा भनेको कुरा सुनाउँछ भनेको, सबैले उडाइरहेछ मलाई। अब हुँदा हुँदा यो सन्देश समेत उडाइरहेछ त।
0: उडाएको होइन कि उत्सव, अब छोरीको बोल्ने बेला भएको छ। अलिअलि हाहा हु गरेको कुरालाई तिमीले छोरीले बोलाए जस्तो ठानेको हो कि होइन छोरी?
1: उसो भए फेरि भन्न लगा न त, खै खै भन्न लगा त।
4: ल मेरी छोली बाबा भन्दै फेरि एकपटक, यिनीहरूले पत्याएन नि मेरो कुला, तिमी आफै सुनाइदेऊ त छोरी। बोल्दै न छोरी, बोल्दैन त फेरि छोरी बुढीका।
3: सानीले त कसैको अनुहारमा पनि हेर्दिन, अनि आवाज आएतिर पनि रेस्पोन्स नै गर्दिन। आमा, छोरीले कसैको अनुहारमा पनि चिने जस्तो गरेर हेर्दै हेर्दिन भने किन होला?
1: नत्र अहिले नै बोल्ने दोहोरो कुराकानी गर्ने अनुहार चिन्ने हुन्छ त यसका कुरा पनि।
3: तैपनि दिनदिनै देखिरहने अनुहार त चिन्ने, हेरेर फिस्स हाँस्ने बेला त भयो नि, होइन र भने। यो त हाँस्दा कता हो कता टाढा मात्रै हेर्छ भने। छोरी
4: पूर्णिका टक्कलाएर बाबा भन त।
0: त्यही भएर मैले एकचोटि देखाउने कि भनेको थिएँ, मेरो कुरा नसुन्ने कसैले।
1: बिस्तारै हेर्छन् के, कुकुरका छाउराकै आँखा खुल्न त महिना दिन लाग्छ, मान्छे बच्चाले पनि मान्छे चिन्न त लाग्छ नि केही टाइम त।
3: तैपनि बाबा भनेर पलक पुलक त हेर्नु पर्यो नि आमा। छोली यता हेर त सानो,
4: बाबा भन त छोली।
1: तेरो कुरा अनुसार त बाबा मात्र होइन, के भनेदेखि फरेर बोलेर मामा माओली हजुरबा माओली हजुरआमा मोहन ठुलाबा खुसबी दिदी सबै भनिसक्नु पर्ने होला होइन।
3: अरे सबै भनी कहाँ भने त, मैले बाबा भने पो भनेको त। टक्क लाएर अहिले एकछिन फेरि भन्छे, सुन्नु होला न
4: है छोली।
1: ल ल भन्छे भन्छे। ऊ अर्को ताल हेर्न फेरि त्यहाँ।
3: ओ सन्देश त्यो नचला त,
2: गर्मी भएर हावा लगाएको के।
0: गर्मी भयो लैआउ, म हम्किदिन्छु नि मेरो छोरालाई। यता आऊ त बाबु,
1: जिउमा हजारवटा चोर कमिलाले टोके जस्तो कति छुक्छु गरेको हो के।
3: ओहो हत्तेरिका, आँगैभरि
0: के भयो?
3: के हुनु नि, छोरीले सुसु गर्दी लौ समाऊ।
1: हो त्यही भएर त म भन्छु नि, यो छोरा मान्छेको कामै होइन, अर्काको काममा हात हाल्दैमा हुन्छ? गुमु तर्काउन जान्नु परेन।
3: रमा लाउन समाऊ भने छोरीलाई, लुगा फेर्दो छिटो। थेत जम्मै जीवैभरि, अरे शिव,
0: अघिसम्म त मेरी छोरीले बाबा भनि भनेर तिन बित्ता उफ्रेका थियो त, यति लुगा फेरिदिन सक्दैनौ?
1: त्यही त, अब बाउले गुमु छोरेर बस्छ अनि तँ चाहिँ उपर खुट्टी लाएर बस जैरे।
0: छोरी मेरो मात्र होइन उसको पनि हो क्यारे, यति लुगा फेरिदा चाहिँ के बिग्रिन्छ र आमा? छोराले गर्दा चित्त दुख्छ भने कि सबै आफै गर्नुहोस्।
5: बोल्दो पानीले आँखासँगै
6: रामकाजीले चट्न मिल्ने भयो यार, बियरको बोतल भित्र नै जिब्रो घुसाएर चाट्थ्यो होला है हरिश।
5: त्यस्तो चाहिँ होइन ल, बाबु जस्तो छस् नि उसलाई पनि त्यस्तै ठान्छ कि
6: हे। के बोतल काट्ने कुरामा झगडा गरेर, हात त बियरले नुहाए पनि पुग्छ बुझिस केटा। अझै चौचौ कार्टुनभित्रको बियर झिक् त
5: रोकाएर राखेर यसो त मलाई किन सक्यो भनिस्।
7: तँलाई सक्यो नभनेको पो, अहिलेसम्म तेरो हालत हेर्न नहुने भइसक्थ्यो। कुन चाहिँ खाडालाई तानो टाङ लगाइसक्थ्यो होइन तारी
6: पोहोर तिहारमा देउसी खेल्न जाँदा जस्तै हुन्थ्यो फेरि।
5: फर्स्ट टाइम खाँदाखेरि त्यस्तो भइहाल्छ नि अब।
6: फर्स्ट टाइम खाएर होइन त सालेले गति चाडेर त्यस्तो भएको। खोइ हामीले आजसम्म जति नै झ्याप भए पनि तैँले जस्तो पानीमा पिसाब फेर छैन।
5: खासमा यो खानै नहुने चिज हो के, खानै नहुने।
7: खाना त मिल्दै मिल्दैन नि, पिउने हो केटा हो। ल केटाहरू मौज गर्ने है त, रुक सबैले एकैपल्ट खोल्ने है त। एक दुई तिन, सोनाम दाईको बिहा त हामीलाई पो लाग्यो है यार।
6: बिहा जोसुकैको होस्, हामीले मौज गर्न पाए भइहाल्यो नि भने त अझै
7: ठिक्क भनिस् तैले।
6: ल चियर्स है केटा।
7: बल्ल नाच्ने खालको गीत बजे
6: यार। अझै तँ डान्स बबा राम्रो गर्छस्।
7: अरिस्तलाई आफ्नै दाईको सालीसँग रामगाजीको वर्णन गर्न लागिसकेको छ भन्ने चाहिँ तँलाई थाहा छ कि छैन?
6: ओए साँच्ची हो?
5: प्रोसेस चाहिँ चल्दैछ यार।
6: मलाई भन्दैन उसलाई,
5: पढेपछि भनिहाल्छु नि, किन टेन्सन लिन्छस्? बरु तेरो सुन, त्यो कुसुनमा कस्तो चल्दैछ तेरो?
7: यसले के भन्नु पर्छ र, हाम्रो हिरोको लभ स्टोरी त फिल्मको जति फेमस छ होइन त हरिस?
6: त्यो त हिरो हो।
5: यसलाई के हिरो हिरो भनेर चढाउँछ यार? यो हिरो भइदिएको भए अहिलेसम्म त्यो हिरोइनले आफ्नो भनेको छ। हेर केटा हरिस, आफूलाई फिल्मको हिरो मात्रै ठानेर पुग्दैन के, काम पनि हिरोको जस्तै गर्नु पर्यो नि, सक्दैनस्? मलाई नकरा भनेर हुन्छ? अस्ति त्यो नवीनले कुसुम कर्कैसँग बिहा हुन लागेको छ भन्दै त अब यहाँ हिरो भनेर बस्दा कुसुमलाई अर्कैले त्यता उडाइदिएला है केटा, याद गर।
6: कुरा नगर रामकाजी, त्यस्तो त म कुनै पनि हातमा हुनै दिँदैन बुझिस्?
7: के गर्छस्
6: हे राख तिमीहरू, कुसुमलाई भगाएर बे गर्न सकिन भने मेरो नाम पनि हरि छैन। ल
5: हेरौँला, हामी पनि हेरौँ।
8: कसलाई भगाएर बिहे गरे रे
6: दाइ? कसलाई पनि होइन।
8: मैले तँलाई धेरैचोटि भनिसकेँ हरिस, कुसुमको बारेमा नचाहिने कुरा गर्दै नहिड भनेर।
6: मैले के नचाहिने कुरा अरे, त्यतिकै गराउन आउँछ?
8: हेर हरिस, तैँले भर्खर साथीहरूसँग कुसुमको बारेमा के कुरा गरिस् भन्ने मैले सबै सुनिसकेँ।
6: सुने के त नभएको कुरा गरे हो
8: हरिस, चुप लाग्।
6: म किन चुप लाग्ने?
8: व्रत नबोले हरिस,
6: मैले जान छु तँलाई
7: लडाएन।
6: मलाई ढकाली छैन सौगाते,
7: के गर्छ?
6: दुई चार दिनमा हेरिराख न, तर मेरो खुट्टा ढोक्ने बनाएन छोरी, मेरो नाम हरिस मगर होइन।
9: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
10: गत हप्ता सोधेको प्रश्न थियो, उत्सवकीशाली रंगमतीको विवाह कोसँग भएको हो? यसको सही उत्तर हो हिक्मत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट सुलभ घिमिरे, डडेलधुराबाट राजेन्द्र बिक, उदयपुरबाट विपना परियार र दाङबाट गीता मगर विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, बाल बालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? क माया, ख दण्ड सजाय। प्रश्न फेरि एक पटक, बाल बालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? क माया, ख दण्ड सजाय।
11: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार सुरुमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 92।
2: थैट, कस्तो थकाइ लाग्यो यार।
3: मलाई त आज के गर्ने जाँगर छैन यार। जाने अब
2: किन अतार गर्छ चाउला नि?
3: थकाइ लाग्यो पनि भन्नुहुन्छ अनि?
2: जिम गर्दा अलिअलि थकाइ त लगाइहाल्छ नि, त्यत्रो फलाम उठाउँदा। अनि
3: फलाम पनि पहिला त पचास पचासका पाना उठाउनुहुन्थ्यो त, आज त 15 केजी गोले सुहाँ सुहाँ भइरहेछ।
2: चुप लाग्नु होला, आफूले अहिलेसम्म त्यो 5 केजी उठाउन सकेको छैन।
3: अब वेट बढाउने भनेर जिम गर्नुहुन्छ, वेट बढ्ला भने झन् उल्टो घटिरहेछ। निकै कमजोर मानिनु भएको छ हो अचेल त। आफूले आफूलाई महसुस गर्नु भएको छ कि छैन?
2: पहिला मेन्टेन गरियो नि त वेट, त्यसैले अहिले हल्का विक भएको हो के। अब डाइट पेले सबै ठिक हुन्छ,
3: तागत लाग्छ भनेर लोकल रक्सीलाई जवानहरूले झानेर खानु नि रहेछ।
2: अब त्यो एकजना साथीले खोकी सन्चो हुन्छ भनेर अनि तागत पनि लाग्छ भनेर सिकाएको आइडिया हो।
3: अनि लाग्यो त तागत?
2: के तागत लाग्नु, भमिट गरेर झन्डै मरिएन यार।
3: कस्तो भात मासु पनि रक्सीले नै पकाएर खानुपर्छ भन्ने सिकाएन त?
2: जोक नगर, तँलाई जति बेलै पिन झान्नुपर्छ होइन?
3: अनि मैले भने त कहिले मान्नुहुन्न त।
2: तर के भनेको थिएछ?
3: मैले मेडिकल चेक गराउनु भने कहिलेदेखि हो भन्नु त?
2: त्यो चाहिँ भनेको थिएछ है, ठिकै हो।
3: अनि मैले भने समयमा चेक गराएको भए? अहिलेसम्म खोकी सोकी सबै निको भइसक्यो।
2: ल ल भयो, धेरै नसिका, अब म आफ्नै स्टाइलमा गर्छु जे गरेँ नि।
3: मैले सिकाएको भन्दा पनि सुझाव मात्रै दिएको है, गर्ने नगर्ने त तपाईँको इच्छा।
2: मलाई वेट उठाउन सकेन भन्नेले आफूले चाहिँ कति उठाउँछ त?
3: तपाईँले अचेल उठाइदिन्छ त म नि उठाइदिन्छु हो।
2: त रेगुलर आउनेले पनि त्यति मात्र उठाउँछस्?
3: म कहाँ रेगुलर आउँछु त नि, तपाईँ आउन छाडेछ त म पनि ब्रेक गरेको नि।
2: अनि अस्ति त रोहन दाईसँग जान्छु दिन दिनै भन्थिस् त।
3: ए त्यो त 2-4 दिन मात्रै गएको, पछि त्यस्तै परेर जानै छाडेको।
2: के त्यस्तै परेर, फेरि कसँग लफडा सफडा पो गरिस् क्या?
3: अरूसँग त के लफडा पर्नु र,
2: कोसँग पऱ्यो त?
3: अरू कोसँग हुन्थ्यो र?
2: त्यही
3: रोहनसँग परेको छ।
2: रोहनसँग रे, के गर्छ त्यो तोरीले? त्यो त तेरो एकदम मिल्ने साथी हो भन्थिस् त होइन?
3: के मिल्ने हुनु नि, मिले जस्तो गर्ने त सब त्यसका नाटक रहेछन्।
2: किन धुलाई खान खोजे के हो त्यो मुलाले भन त?
3: अब के भनौँ यार, त्यसको एउटा कुरा भयो पो भन्नु।
2: भन्न मुला, मसँग पनि भन्न अप्ठ्यारो मान्छस् तैँले।
3: त्यो अर्कै खालको छ के भन्ने बुझ्नु न।
2: कस्तो अर्कै खालको हो भन?
3: त्यही यार, मलाई पुरै आफ्नो गर्लफ्रेन्ड जस्तो बनाउनु खोज्छ।
2: ए अनि तँलाई एकदम ब्युटी देखेर होला नि त।
3: ए जोक नगर न, यसले मलाई लास्टै तनाव गराएको छ यार।
2: किन
3: आफै बुझ्नु न, यसले मलाई के गर्नु खोजे होला, म नभाग्या भए बर्बाद पार्थे त्यसले।
2: ए कुरा यस्तो पो मोला, बाहिर सोझो सिम्पल भए पनि भित्र त खत्तमै रहेछन् त्यो मोला होइन?
3: यार पुरै साइको नि,
2: त पनि त्यस्तै रहेछस्। यसो जिमसिम गरे मान्छे मजाले घुमाएर एक दिनस् त्यसलाई।
3: भन्नुहुन्छ यार तपाईँ पनि कुरा गर्नुहुन्छ, के भन्ने भने टिमबाट निकालिदिन्छु भन्छ। कसैलाई भन्ने कि नभन्ने कि के गर्ने गर्ने, म त दिमागले काम गरिराखेन।
2: थै यस्तो कुरा पनि अरूलाई भन्छन् त? यस्तो कुराको कम्प्लेन गरिस् भने नि तर आफ्नै बेजत हुने हो। मैले भने मान्छस् भने नि त्यो कुरा त आफूसँगै राख, मसँग त भनिस् कसैसँग नभनिस् बुझिस्।

0: त मर नसकेको हैजाको तिउन
1: जाऊ त।
2: के भयो हुकेटिल बासे जसरी आन्द्रो चुट्ने गरी चिच्याएर कसलाई सराप्दैछ सह पार्दैनीमा बसेर?
0: कसैलाई पनि होइन।
2: लौ नि काको बास ल्याएर काटिस् तैले। के भनेदेखि माथि छता मकैका झुटेलाई सुकाउन राखेको बाँस त होइन यो?
0: टक्क ल्याएर यो बारदलेमा खेल्न आऊ त छोरी लल्ली भनेर बार लगाउन आँटेको यसैको।
2: ए अँ तेरी छोरी लल्ली भनेर काकादेखि किनेर ल्याएको बाँसको बलो चट चट काट्ने तैँले? के भनेदेखि भोलि तेरी छोरीलाई हिँड्न अप्ठ्यारो भयो भनेर भर्याङै भत्काउला उसो भयो तैँले होइन?
0: अब गाह्रै हुने भयो भने त भर्याङ त के कोठे पनि भत्काउनु पर्ने हुन सक्ला नि त आमा।
2: ए अँ त्यति सजिलो छ नि अर्काको खुन पसिना बगेको घरलाई जे पाए त्यही गर्नलाई? भुङ्रे खोलाबाट मरिमरि ढुङ्गा बोकेर ल्याएर बनाएको घर हो यो।
0: बित्थामा नरिसाउन न कि आमा, म तपाईँको छोरो पूर्णिका तपाईँकी नातिनी।
2: के भनेदेखि त मेरै छोरो तेरी बुढी मेरै बुहारी हौ भने मेरा कुरा किन खान्नौ त तिमीहरू? हँ
0: त्यस्तो होइन कि आमा, अब तपाईँले पनि समय सुहाउँदो सल्लाह दिने, यी पनि मेरा छोराबुहारी हुन् भनेर हाम्रो कुरा पनि खाइदिए के बिग्रिन्छ त? तपाईँ पनि हाम्रा पालामा यस्तो हाम्रो पालामा उस्तो भन्दै गरिदिनुहुन्छ त अनि?
2: अरू कुरा केही होइन, मलाई खालि त्यो जाबो भाडामा बस्नेले यसो गर्यो उसो गर्यो भनेर रातो दिन उसकै जपना गरेको फिटिक्कै मन पर्दैन।
0: होइन कस्तो कुरा गर्नुहुन्छ कि आमा, अब जगत दाईले अराको सिकाको राम्रो कुरालाई त राम्रै भन्नु पर्ला क्यारे?
2: तँलाई मैले जन्माएको कि त्यो जगतियाका बुढाबुढीले? म मरेपछि यो सम्पत्ति खाने त कि अरू कोही? आमा भनेर दुई कौडीको मानमनी त राख्छौ भने के भनेदेखि मेरा कुरा खानै पर्छ तिमीहरूले, अरू म केही जान्दिन।
0: अनि तपाईँले पनि त कचकच

0: भन्ने पीर, ठुलो भएपछि चाहिँ मार्लन् कि भन्ने पीर, जिन्दगी तिमीहरूकै पीरले बिताउनु पर्ने मैले अब
1: अब फेरि रुवा भाषा सुरु भयो है। कुन दिन म पनि दाइले चाहिँ चटक्क यो गाउँ छोडेर चलदिन्छु अनि कोसा रुने रुनु
0: रुन्न म किन रुने म जो जो जता जाने हो गए हुन्छ, तिमीहरू कोही नभए पनि मलाई केही फरक पर्दैन, जो जता गए पनि म मर्दिन बुझिस, निमकली खत्रीले यो माझकोट एक्लै कज्याएर खा।

0: 아야, 아야.
1: 디르니도 그게 깨워 아마?
0: 어, 타고 풋라 저스도 보이시죠?
1: 뜀따다이로 돌린다.
0: 커피 나석노 바꿔서 떼를 토끼로 끼운데 거의.
1: 어서네 가는 바네 여기.
0: औषधि भन्दा पनि यसो फुकफाक गर्न पाए पो हुन्थ्यो भने. त्यो राजारामका बाउ विलासनगरबाट फर्केका छैनन् है?
1: पर्सितिर फर्कन्छन् भन्ने सुनेका थिए. अरे कस्तो दुःख दिएको होला. जस्तो बाउ उस्तै छोरी. आँगर
0: होइन, गाली गरेर बच्चाले खान्छ त. फकाएर खुवाउनुपर्छ.
1: फकाएर पनि के खान्थे? खाना खान त फिटिक्कै नमान्ने. यसलाई खुवाउन मात्र घन्टौँ छुट्याउन कसले सक्छ?
0: अब बच्चा त्यस्तै त हुने.
1: नखाने हो ल, नखाने भएन.
0: के केटाकेटी जस्तो होला यो इन्दु. बच्चाले खाना मानेन भनेर नखुवाएर हुन्छ? खुरुक्क फकाएर खुवा त.
1: होस् खान्न, यसले निन्द्रा लाग्यो जस्तो छ. बरु सुचे खोइ मुखले यता चुठौँ.
0: त्यो नेत्र पनि यति बेलासम्म आएन है? त्यो भइदिएको भए रिठेकोमा भए पनि जा भन्नुहुन्थ्यो. अलिअलि झारफुक त त्यो रिठेले पनि गर्थ्यो नि.
1: तपाईँको छोरो वा कता भट्टीतिर जाँड धोकेर बसिरह्यो होला.
0: ए इन्दु, जान त बरु तै भए पनि. त्यसलाई बोलाएर ल्या.
1: नानी सुत्न खोजेको छ, नानीलाई सुताएर जाउँला. अब
0: रात परिसक्यो धेरै. ढिला गर्यो भने त सुतिसक्ला नि त्यो.
1: सवारी भयो महाराज.
2: नेत्रले हेर्ने त्यसले.
0: अरे रक्सी खाएर घर नआइजो भने होइन तँलाई? के सम्झाउनु बाबु भन् त.
2: धेरै खाएको होइन नि आमा, अलिकति मात्रै त खाएको.
1: त्यही त, भुइँमा खुट्टा टेक्न सकेको छैन. अलिअलि खाएको भन्न लाज पनि नलाग्ने.
2: बढ्दा बोल्छ.
0: मलाई टाउको दुखेर मर्नु भएको छ. तिमीहरू चाहिँ झगडा गरेर लडी मर.
2: ए आमा, मेरो प्यारी आमा, तपाईँलाई टाउको दुख्छ? आउनु नि त, म मेचिदिन्छु. हुन्छ
0: दादा, छोरा आएर पुग्ने बोलाएर ल्याउँछ भनेको त.
2: अनि
1: मैले लप्सीको माडा ल्याइदिनु भनेको थिएँ नि. ल्याइदिनु भयो
2: माडा?
1: तिन दिन भइसक्यो लप्सीको माडा खान मन लाग्यो भने अब त्यति पनि ल्याउन नसक्ने. यस्ता पनि लोग हुने रे.
0: होइन इन्दु, त के बाँकी? त्यो माडा साडा भोलि खायो हुन्न.
1: त्यति चाहिँ अब कुराको लागि पनि भोलि कि भोलि
2: भन्ने बित्तिकै सबै कुरा पुर्याइदिनु पर्ने. कहिले यो गरे भने छ, कहिले त्यो गरे भने छ. बुढीको
0: त्यही त, त्यही बुढीको कुरा सुनेर आफ्नो मान्छेको अगाडि मेरो सम्म बेइज्जत गराइस्. ठुलो कुरा गरेर हुन्छ?
2: तेरो यही पानीले गर्दा मैले आज यस्तो दिन देख्न पर्छ बुझिस. त्यो सौगाती त्यो त्यसले मलाई कामबाट निकाल्ने त्यसको यत्रो
1: हो. नराम्रो जति त सबै मैले नै गरे त हो नि.
0: कुनै गल्ती गरे कुरामा त गल्ती भयो भनेर मान्नु नि. तैँले गरेरै आज यो दिन देख्नु परेको. तेरो बुद्धि नबिग्रे भए आज नेत्र यसरी बिग्रेर हिँड्थ्यो?
1: त्यही त, भत्काउने बिगार्ने जति सबै मै त हो नि.
0: हेरिन्दु, घरलाई स्वर्ग बनाउने कि नर्क बनाउने भन्ने कुरा घर कि बुहारीको हातमा हुन्छ. आफूसँग जति छ उत्तिमै रमाउन सिक्नुपर्छ बुझिस. तँलाई सधैँ मिठो खानुपर्ने. जसले जस्तो लगायो त्यही लगाउनु पर्ने. तँलाई
1: लाउने खाने भनेकै उमेरमा त हो. सबैका पोइले जोइलाई भनेको पुर्याएर राखेका हुन्छन्. जोइलाई सुखमा राख्नु पोइको कर्तव्य होइन.
0: भएसम्म त तँलाई नेत्रले सबै पुर्याएकै हो नि.
1: ऊ पुर्याए त्यति चाहिँ 12,000.

0: घर चलाउन त दौडो हुन्थ्यो।
1: हेर इन्दु, आफ्नो कक्षा अनुसार चल्न जान्नुपर्छ, बुझिस्?
0: भन्नु र गर्नु फरक कुरा हो आमा। श्रीमानले मेरो आवश्यकता पुर्याउन सकेनन् भन्दैमा म दुःखमा बस्नुपर्ने भन्ने छ र?
1: त्यसो भए के, पहिले भनेको पुर्याउन सकेन भने त नेत्रलाई छोडेर जान्छेस?
2: नमस्कार, म असम जिल्ला तोरमहाट गाउँपालिका वार्ड नम्बर 3 रतन बुढा, कार्यक्रम रुपे गुणाफल म निमित सुन्ने गर्छु। एकदम राम्रो छ, एकदम सन्देशमूलक कार्यक्रम छ। म मात्र होइन, घर परिवार अन्य टोल छिमेकलाई पनि मेलापा जाँदाखेरि, चौतारामा बस्दाखेरि, पानी ल्याउँदाखेरि साथीभाइलाई कार्यक्रम रुपे गुणाफल एकदम राम्रो छ भनेर मैले जानकारी गराउँछु। टाइम अलि छोटो भएको छ, टाइम अलि मिलाएर कार्यक्रम रुपे गुणाफल ल्याउँदा राम्रो हुन्छ। धन्यवाद।
3: गत हप्ता सोधिएको प्रश्न थियो, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? यसको सही उत्तर हो अन्यलाई पनि। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सल्यानबाट चिन्तन केसी, सुर्खेतबाट रञ्जन पुलामी, सोलुखुम्बुबाट अनुसार नाछिरिङ राई र दैलेखबाट मनकुमारी बिक विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? प्रश्न पुनः एकपटक, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुणाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुणाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 103
2: त बिरालोको तिउनलाई मैले कसरी मार्दो रहेछ तँलाई बाबा
3: आन्टी के भयो
2: यो मुसाका साँडेले सिरक डस्ना जम्मै काटेर स्वाहा पारेछन् के भनेदेखि यसो पन्छाउन खोज्दा त मुसै मुसा ओछ्यानो भरि तिनै मुसा मार्न दौडिँदा ठोकिएर लड्यो
3: खै खै चोट बोलायो कि क्या हो
2: छैन छैन
3: एक्लो बसाई बिरामी ज्यान अब खानपिनको पनि ठेगान छैन होला है आन्टी साह्रै गर्नुभयो तपाईँ त
2: नङ्ग्रा भाँचिए पनि दाँत खुस्किए पनि बाघ भनेको बाघै हुन्छ जगत बाबु ख्याल हुन्न जति गले पनि बिरामी भए पनि के भनेदेखि यो निमकली खत्री नै हो
3: अन्न पानीको ज्यान न हो आन्टी रोगले समातेपछि गल्न कति बेर लाग्छ त
2: रोग र शोक नलागेको ज्यान त कसको पो हुन्छ त जगत बाबु अब उसै पनि यो संसार के भनेदेखि अजम्मरी हुने भाग्य त कसको नै होला र
3: त्यो त अब चित्त बुझाउने कुरा न हो आन्टी अझ बिरामी हुनुभयो भने हरेमा दिसा पिसाब हुन्छ त्यतिले नपुगेर ओछ्यानमै बौँसीले सल्बाउन थाल्छन्
2: नचाहिँदो नचाहिँदो कुरा नगर त जगत
3: नचाहिँदो कुरा होइन आन्टी सिधा भन्दा स्याहार पुगेन तपाईँलाई अब यो इक छोड्नुहोस् क्या आन्टी खुरुको छोराछोरीलाई बोलाउनुहोस् न
2: यति भन्न आऊ भने भन्यो तिम्रो काम सक्यौ के भनेदेखि जाऊ अब यहाँबाट
3: नरिसाउनुहोस् न आन्टी म तपाईँलाई बाँकी भएको पैसा दिन आएको हो कि अब तपाईँको यस्तो हालत देखेर मात्रै छोरा बुहारीलाई बोलाउनुहोस् भनेको हो
2: के हालत देख्यौ र मेरो तिमीले मलाई केही भएको छैन यहाँ
3: त्यो त तपाईँलाई देखेरै थाहा हुन्छ नि आन्टी के भएको के नभएको भनेर
2: पायो खुब थाहा पायो
3: किन थाहा पाउन हिजो यही घरमा कति रमाइलो थियो केटाकेटी खेल्थे कुद्थे मान्छेका के कुरा बिरालोदेखि कुखुरासम्म यहीँ थिए सबै रमाउँथे आज हेर्नुहोस् त त्यो सन्नाटा
2: म त त्यो च्याउ च्याउ र म्याउ म्याउ हटेदेखि आनन्द मानेकी छु
3: अब यसरी सकिन्न क्या आन्टी अब अलिकति विचार गर्नु पर्यो तपाईँले
2: नसके वृद्ध आश्रम जाउँला बरु तर के भनेदेखि तिनीहरूलाई त यो घरको आँगना टेक्न पनि दिन्न म
3: वृद्ध आश्रम नै जान त तपाईँलाई सुहाउँदैन है आन्टी त्यत्रा सन्तान छन् उनीहरूले निकालेको पनि होइन तपाईँले नै घर निकाला गर्नुभएको उनीहरूलाई
2: कसले गरेर घर निकाला आफै मसँग फुर्ती लाएर घर छोडेर गएका होइनन् तिनीहरू अहिले डेरा त घर जस्तो हुँदो रहेनछ भनेर थाहा पायो होला अनि चेत भाइ काशी भएपछि आमाले कहिले बोलाउलिन् र घरमा जाम्ला भनेर तिमीलाई चाहिँ दुध बनाएर पठाएका होलान् होइन
3: त्यस्तो एक थपा होइन है आन्टी उत्सव रमाले घर छाडे पनि कति इलम गरिसके तपाईँलाई थाहै रहेनछ बरु ठुलै कुखुरा फार्म बनाए गाडी किन्ने सुसार गर्दैछन् अब उस्तै परे अर्को वर्षतिर त घडेरी किनेर घरै बनाउने बिर्सेन
2: मलाई पनि नपुग्दो केही छैन आमाले दिएको सल्लाह नमानेर घमण्ड गरेर यो घरबाट निस्केका तिनीहरू नै हुन् क्या अरे जतासुकै जाउन् मलाई तिनीहरूको मतलब पनि छैन अब त
4: कुर्सीमा नबस्नु भनेर भन्दैछु लडिहाल्नु भयो नि बेसमरी लाग्यो सर
5: हेर न अर्का लडेको देखेर हाँस्य के कुरा मलाई भन त अप्सरा यो खुट्टा भाँचिएको कुर्सी तिमीले यहाँ किन राख्या
4: हटौला भन्दा भन्दै तपाईँ आएर बसिहाल्नु भयो अनि
5: ऊ बेला स्कुलमा लड्या बदला ल्या हो कि कसको मनमा को पस्न सक्छ
4: बदला ए स्कुलको कार्यक्रमको दिन म लडा कुरा गर्नु भा
5: अनि त
4: सरले पनि 9-10 वर्ष अघिको कुरा पनि सम्झिराख्नु भएको रहेछ
5: अब सम्झिदिने त मेरै कारणले तिम्रो हात भाँचिएर प्लास्टर गर्न माझकोट नै जानु परेको थियो
4: तपाईँले जानी जानी गर्नु भएको होइन सर तपाईँले कुर्सी तान्नु र म बस्नु एकैपटक भयो अनि
5: त्यही पनि नराम्रो लाग्छ नि नानी मेरो कारणले तिमीले दुःख पायो जाँच पनि दिन सकिनौ
4: ए सर उहिलेका कुरा गरेर बसेर पनि हुन्छ छोड्नुहोस् त्यस्ता कुरा बरु तपाईँको लागि एउटा मिठो चिया पकाउँछु है
6: चिया त मेरो लागि पनि पकाऊ है नमस्कार डाङ्गी सर।
5: ओहो नमस्कार चेतराज दाई, नाक कत्रो भयो दाईको, हेरौँ हेरौँ
6: कत्रो हुनु, जत्राको त्यत्रै छ नि
5: दाई पनि। अब मुख्य कुरो त्यत्रो हेलिकप्टर चढेर माझकोटदेखि बड्डा चौरसम्म सरल घुम्या मान्छे घन्टा नाक ठुलो नभएर हुन्छ त?
6: नाक चाहिँ होइन, छाती चाहिँ ठुलो भयो डाङ्गी सर। सौगातले मेरो इच्छा पुरा गरिदियो, मेरो जस्तो छोरो त कसैको छैन जस्तै लागेको छ।
5: त्यो त हो चेत्रज दाई, सौगात जस्तो मान्छे हत्तपत्त भेटाउनै सकिँदैन। उस्तै मेहनती, समझदार, छोराछोरी चाहिँ भनेका जस्तै छन् है तपाईँको।
6: त्यो त हो सर, आज तिनीहरूले गर्दा नै त हाम्रो शिर ठाडो भएको छ, समाजमा छाती फुलाएर हिँड्न पाइया छ। हामी बुढाबुढीलाई त्यति भए अरू के चाहियो भन्नु त?
5: त्यही त, अहिले त झन् बाल विवाह रोक्ने भनेर सौगात र कुसुम दुवै लागि परेका छन्। साँच्चै क्षेत्रराज भाइ, छोराछोरी त हिरै जन्मनु हो
4: तपाईँ।
5: गाउँमा बाल विवाह कम हुनुमा चाहिँ अप्सराको पनि ठुलै हात छ है।
6: हो त्यो त, नानी पनि मनैदेखि लागि परिछन्।
5: ए साँच्ची, मेरी जोइले हिजो मिरालाई तल बाटोमा देखा थिए भन्दै थिइन्, बोलाउनु भा?
6: हो हो, अब केटाकेटी मान्छे उबेला बुद्धि बिगारिहाले, अब आफ्नै छोरीसँग पनि रिसाएर बसेर भयो त, तपाईँ आफै भन्नु त।
5: त्यही त भइसकेका कुरा भइगयो।
6: अँ, त्यसमाथि आमा बाउले छोराछोरीको खुसी पनि त हेर्नु पर्यो।
5: एकदम राम्रो कुरा गर्नुभयो दाइ। अब मुख्य कुरो, उनीहरू खुसी भए हामीलाई अरू के नै चाहिन्छ र भने भन्नुहोस् त।
6: त्यही त। ए अप्सरा नानी, बुबा खै त देख्दिन नि?
4: बुवा त हुनुहुन्न, विलासनगर जानु भएको छ।
6: ए जरुरी कामले जानु भयो कि?
5: मुख्य कुरो, ठगुन नबा गाडी किन्ने भनेर जानुभयो होइन त अप्सरा?
4: हो।
5: अब पहिला पो बाटोघाटो सबै बनिसकेका थिएन, माथि घ्याम्पे डाँडादेखि पसलको सामानहरू बोकेर ल्याउनु पर्थ्यो।
6: हो नि,
5: अब त त्यस्तो स्थिति छैन। अब ढोके अगाडि सरर गाडी आइहाल्छ। अब एउटा सेकेन्ड ह्यान्ड गाडी भए पनि किन्न पाएदेखि पसलको सामान ल्याउन सजिलो हुन्छ भन्दै हुनुहुन्थ्यो।
6: ए
4: आज बिहान त जानुभएको, चार पाँच दिन लाग्छ होला। किन, केही काम थियो र काका?
6: काम त थियो,
4: मैले गरे पनि हुने भए मलाई भन्नु।
6: गर्ने त तिमीले नै हो नि।
4: हजुर।
6: हेर अप्सरा, मैले सौगातको लागि तिम्रो हात माग्न तिम्रो बुबासँग कुरा गर्न खोजेको, अब ठगुन्ना रहेन रहेछन्। यदि मैले तिमीलाई नै सोधेँ भने के भन्थ्यौ अप्सरा? के तिमी हाम्री बुहारी हुन मन्जुर छौ त?
7: ला के गरे यस्तो, हेर त सबै आइसक्रिम भुइँमा खसाएर।
8: के गर्नु त, समाउँदा समाउँदै खसिहाल्यो।
7: अब अर्को खाऊ। हेलो भाइ, अर्को एउटा आइसक्रिम ल्याइदिनु न। भन, म यहीँ सपिङ मलमा आइसक्रिम खाँदैछु। ए हो र, ल यहीँ आइज न त। ल ल ल ल
9: सर, हजुरको आइसक्रिम।
8: ओके थ्याङ्क यू। कसले फोन गरे रोजन?
7: बिन्ता हो।
8: के भन्छ?
7: यहीँ बजार आइदा रहेछ अनि भेट्नु छ भन्थे, त्यही भएर मैले यतै आइज भने। त्यसले हिजोदेखि तँलाई भेट्नु छ भनेर भन्दै थिएँ, के भन्नलाई रहेछ
8: होला नि? के विशेष?
7: हाम्रो त्यस्तो केही विशेष हुन्न, यहीँ बसिराख न तिमी, सबै कुरा थाहा पाइहाल्छ नि।
8: कहाँ बस्नु पाउँछु त म? मलाई त अब जानुपर्छ हौ।
7: एकैछिन बस न, तिमीसँग अर्को एउटा कुरा पनि गर्नु छ।
8: के कुरा?
7: तिमीले बाबासँग कुरा गर्यो?
8: के कुरा, बिहेको?
7: अँ।
8: त्यो त अस्ति नै फाइनलै भइसक्यो त।
7: के रे, फाइनल भइसक्यो रे?
8: अनि के त, अहिलेसम्म कुरा राखिराख्ने हुन्छ त?
7: उता जाऊ, तिमीसँग बोल्नु छैन मलाई।
8: ल, किन?
7: उतै जोसँग कुरा फाइनल भएको छ त्यहीसँग कुरा गर।
8: मैले त अहिले बिहे नगर्ने कुरा पो फाइनल भयो भने त।
7: के भन्छ?
8: अनि के त, अहिले नै बिहे नगर्ने हौ? समय आएछ गरौँला नि, रोजिना वेट्स आयुष भन्ने कार्ड छपाएर चट्ट घोडा लिएर आउला। के को हो त रौ?
7: खुब ठिक्क पार्न आउँछ नि।
10: ए यो त यहाँ पर अझै, म चाहिँ लिफ्ट चढेर तलमाथि खोजिरा।
7: ल हो र।
10: ए अनि आयुष पनि कति बेला आएको त?
8: म आएको पनि भर्खर भर्खर हो। के छ हालचाल, ठिकै छौ?
10: ठिकै छ भन्नु पर्यो। ओहो, यहाँ त कस्तो शीतल रहेछ।
8: जे होस्, विलासनगरमा सपिङ मल खोलेर अरू केही नभए नि शीतल चाहिँ खान पाइएछ। ल, तिमीहरू गफ गर्दै गर, म जान्छु है, मलाई अलि ढिला भइसक्यो।
7: ल ल, अनि बेलुका फोन गर है।
8: ल ल,
7: के खान्छिस् त बिन्ता? आइसक्रिम खान्छिस्?
10: नै खाँदिन।
7: लस्सी खान त?
10: नै, मलाई केही खानै मन छैन, त खाना खाने भयो।
7: मैले पनि भर्खर आइसक्रिम खाएर बसेको। अनि के हो, आज तर सन्चो छैन कि क्या हो?
10: सन्चै छ, किन र?
7: त्यति फ्रेस देखिनुहोस् त्यही भएर।
10: अँ, हल्का टाउको दुखिरहेछ, त्यही भएर होला।
7: किन, के भएर?
10: खै, गर्मीले होला। अनि सुन्न रोजिना,
7: भन्न,
10: आज आयुषले बिहेको केही कुरा गरेन?
7: नै गरेन, त्यसको त केही कुरै निस्केन। अनि एक्कासी कहाँबाट विवेक सम्झिस् त आज?
10: होइन, केही कुरा गरेको थियो कि भनेर सोधेको पो।
7: अनि विवेक त अस्तिदेखि उतै हस्पिटलमै भर्ना भयो, होइन र?
10: हेर्नु रोजिना, उसको त्यो कुराले मलाई कस्तो तनाव भइरहेछ।
7: कस्तो त्यो कुरा भने? त्यही एचआइभीको कुराले? अनि उसलाई एचआइभी देखाएर तँलाई चाहिँ के को तनाव त फेरि?
10: सुन्नु रोजिना, म तँलाई एउटा कुरा भन्छु, कसैले नभनाए।
7: ल ल, के कुरा हो भन्न त, म कसैलाई पनि भन्दिनँ हौ।
10: त्यो विवेक एकपटक मेरो रुममा पनि आएको थियो कि।
7: रुममा आएर के भयो त? रुममा आउँदैमा एचआइभी सर्दैन क्या अरे?
10: होइन कि, रुममा सँगै ड्रिङ्क्स पनि गऱ्यौँ, अनि त्यस बेला फेरि आन्टी पनि घरमा हुनुहुन्न थियो, म मात्रै थिएँ, अनि
7: अनि के भयो त?
10: कुरा बुझ्नु यार।
7: ए, कुरा त्यहाँसम्म पुग्यो हो? अनि तिमीहरूले केही सेफ्टी युज गरेको थिएनौ?
10: मलाई त रोजिना लास्टै डर लाग्दैछ यार, म यही कुरा सेयर गर्न तँलाई दुई दिनदेखि भेट्न खोजिरहेको थिएँ।
11: गङ्गा नगरपालिका वडा नम्बर 9 म दीपिका शाह बोलेकी। रोपे गुना फल धेरै भन्दा धेरै मन पराउँछु र नियमित सुन्छु पनि। रोपे गुना फलमा छलफल गरेका कुराहरू अभिभावक र छोरा छोरीको भविष्यको लागि एकदमै महत्त्वपूर्ण रहेका छन्। घरमा अभिभावकले राम्रो संस्कार र शिक्षा आफ्ना छोरा छोरीलाई दिनुपर्ने हुन्छ। जुन बिरुवा रोप्छौँ त्यही फल पाउँछौँ भने जस्तै गरी छोरा छोरीले बा आमाबाट संस्कार र सिकेर कर्मको फल पाइरहेका हुन्छन्। छोरा भए सन्तान मान्ने, छोरी भए सन्तान नमान्ने अन्धविश्वास हटेको छैन। छोरा मात्र सन्तान नभएर छोरी पनि सन्तान हुन्।
12: गत हप्ता सोधिएको प्रश्न थियो, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? सही उत्तर हो 50,000। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाजुराबाट दीपशिखा शाह, नुवाकोटबाट सुरक्षा नेपाली, इलामबाट समन राई र मोरङबाट किरण बस्नेत विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भमा रहेको बच्चा छोरा हो कि छोरी भनेर छुट्याउनु कानूनी अपराध हो कि होइन? प्रश्न पुनः एकपटक, गर्भमा रहेको बच्चा छोरा हो कि छोरी भनेर छुट्याउनु कानूनी अपराध हो कि होइन? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 91
2: हो। अनि त्यसपछि उनीहरूले डाडु र पन्युले भात खाएछन्।
3: डाडु र पन्युले भात खाएको रे।
2: त्यही त भने है, कस्तो होला डाडु र पन्युले भात खाँदा। अनि सन्देश, तपाईँ खान्छस् त?
3: नै, म त खाँदिन। अनि त्यसपछि के भयो भन्नु न।
2: पहिला तिमी मलाई अहिलेसम्मको कथा भन, अनि मात्र भन्छु क्या।
3: ल पक्नु है त। कुनै एउटा ठाउँमा विदेशी पाहुना आए, अनि पाहुनाले खाना खानु खोजे।
2: अनि अनि अनि के भयो?
3: अनि भात खाने बेलामा पाहुनाहरूले चम्चा मागे, किनकि उनीहरूले हातले खाना जानेकै थिएन।
2: हो, तर गाउँमा कुनै घरमा पनि चम्चा नै थिएन, किनकि गाउँमा चम्चाले खाने चलन नै थिएन।
3: नाइ नाइ, म आफै भने, म आफै भने कथा।
2: ल ल ल ल, भन भन भन।
4: कथा मात्रै सुनिरहने हो कि सुत्ने पनि हो? अनि यो चाहिँ उता आमासँग सुत्न छोडेर यता किन आएको होला?
2: तिमी पनि अब जबरजस्ती सुत्न पठाएर पनि मान्छ त, होइन सन्देश?
3: म पनि बहिनीसँगै सुत्ने। बहिनीले मलाई कस्तो माया गरेर अँगालो मारे सुत्छ।
4: यति सानो पलङमा चार चारजना अट्नु पनि पर्यो नि।
2: ल अब नअटे, आजलाई भुइँमै ओछ्यान लगाइदेऊ न त। बाबु र म भुइँमै सुत्छौ, तिमी आमा छोरी पलङमा सुत्नु, होइन त सन्देश? ए लौ, यो केटो त यहीँ पो निउदाउन थालेछ त। सन्देश हेर, यसै निदाछ यो केटो। कथा सुन्न पाए त्यसै त्यसै ठ हुन्छ पनि।
4: अब तिमीसँग बस्न पाए, खेल्न पाए, सुत्न पाए, तिम्रो कुरा सुन्न पाए, कति खुसी हुन्छ कति। अघि पनि आमासँग सुत्न जान्न कि जान्न भनेर अड्डी कस्तै थियो।
2: अँ, मसँग पनि भन्दै थियो, हजुरआमा घुर घुर गरेर निदाउनुहुन्छ, मलाई कस्तो डर लाग्छ भन्दै थियो। आज जाऊ, भोलि अर्को पलङ ल्याएर बाबु र म त्यसमै सुतौँला भनेर पठाएको थिएँ। फेरि आएर ढोकामा लुकेर बसिरहेको रहेछ केटो।
4: ए हो र, बिचरा है।
2: हो त, म नि सुत्ने तरफर गर्दै थिएँ, कुनातिर खुसुर खुसुर खुसुर खुसुर गरेको छन् र हेरेको त सन्देश पो रहेछ। बिचरा कस्तो टिठलाक तनर बनाएर उभिरहेको, अनि बोलाएर कथा सुनाएको त टक्क लाएर मक्ख भइहाल्यो नि केटो।
4: सुरुदेखि नै बाबु छोरा बिच यस्तै मिलमिलाप भयो, कस्तो राम्रो हुँदो है।
2: अब त्यस्तो दुश्मनी नै के पो थियो र उसको र मेरो? त्यो त अब टक्क लाएर छोरो सुधार नजानिनस् भनेर मलाई उचाल्नेहरू आफ्नै थिए। उनीहरूका कुरा सुनेर बहकिनुसम्म बहकिएँ नि म।
4: भन्नेहरूले त जे पनि भन्छन् नि, विचार त आफै पुर्याउनु पर्ने हो नि।
2: गल्ती भयो नि तरमा, गल्ती भयो।
4: बाबुआमाको माया पाए छोरा छोरी कस्ता हुन्छन् भनेर जगत र ललिताको परिवारलाई देखेर पनि कहिले चेत फेरेन है।
2: त्यही त भने,
4: मायालु व्यवहारले मात्र कति फरक हुने रहेछ देख्यौ नि अहिले। त्यही भएर यो सबै देखेर म अब जागिर सागिर नखाने विचारमा पुगे। नत्र छोराछोरीले दुःख पाउँछन्, त्यसमा पनि छोरीले। आँखा नदेख्ने छोरी कसका जिम्मामा छोडेर जाने भन त?
2: के रे, तिमीले जागिर नगर्ने? म चाहिँ जागिर नगर भन्दिनँ रमा, किनकि त्यो तिम्रो सपना हो। हेर, बरु बच्चा बच्ची त दुवैजना मिलेर हुर्काउला नि।
4: कसरी भ्याइन्छ उत्सव? तिम्रो ढावा कुखुरा गरेर दुई तिनटा व्यवसाय छन्। आमालाई यो छोरी जन्मेदेखि नै मन पर्दैन, त्यसमाथि झन् यो आँखाको समस्या आइलाग्यो। मैले नगरे कसले गरिदिन्छ भन त तिमी?
2: छोराछोरी हुर्काउने जिम्मेवारी आमा एक्लैको मात्र पनि त होइन नि, बरु आलो पालो गरौँला। दुईटा मध्ये एउटा काम छोड्दैला नि बरु म।
4: किन छोड्ने? बल्ल बल्ल राम्रो हुन थालिया छ व्यवसाय। पैसा कति आवश्यक रहेछ भन्ने कुरा यत्रो थोक भोगेर पनि बुझ्या छैन र? तिमी व्यवसायमै ध्यान देऊ, छोराछोरी मै हुर्काउँछु भनी त रहेछु नि।
2: पैसा महत्वपूर्ण कुरा त हो रमा, तर सब थोक पनि त होइन रहेछ नि। अब छोराछोरी हाँसी खुसी हुर्काउन सके त्यही नै सबैभन्दा ठुलो सम्पत्ति हुने रहेछ। उसै पनि तिमीले धेरै गरिसकेकी छौ, तिमीले अब जागिर थाल, बच्चा पछि म हुर्काउँला नि।

0: बड्डा चोरको पानी चाहिँ साह्रै मिठो
1: अनि मात्रै मिठो
0: अब त्योभन्दा मिठो कुरा त अहिलेसम्म चाख्न पाइया छैन साँच्ची सौगात यहाँको लोकल एकदम मिठो हुन्छ भन्ने सुनेको थिएँ कि जाने हो आज
1: जान त हुन्थ्यो एक मात्रै आमा बुवाले थाहा पाउनु भयो भने त निको मान्नुहुन्न
0: आमा बुवालाई त बिटुलु भएको अहिलेसम्म थाहा छ कि छैन
1: कहाँ थाहा हुनु
0: ए त्यसो भए त चाख्न नै नपाइने भयो त
1: तपाईँ पिर नगर्नु न एकमा दाई म लुकाएर भए पनि एक बोतल पठाइदिउँला भएन
0: पक्का
1: अब म तपाईँसँग नहुने कुरा गर्छु त
0: मैले पनि घरमा लगेर लुकाएर खानुपर्ने हो खाएको थाहा पायो भने बुढी ठुसुको ठुसिन्छ क्या
1: त्यसो हो भने बाटोमै सकेर जानु दाई साँच्चै तल सन्त काकाकोमा पनि बोका छ भन्दै हुनुहुन्थ्यो एकपटक छिर्ने त दाई
0: एकछिन आराम गरेर जाउँ है दुई तिन घन्टा लगातार हिँडिसकियो
1: हुन्छ दाई गर्मी पनि धेरै छ
0: गर्मी अलि बढी भए पनि बड्डाचोर बडो रमाइलो ठाउँ रहेछ
1: सबैले त्यसै भन्छन् अनि सुनाउनुहोस् दाई वैवाहिक जीवन कसरी अगाडि बढ्दैछ
0: मजाले अगाडि बढ्दैछ हौ भाइ अरूको मात्र सुन्ने कि आफैले पनि अनुभव गर्ने सौगात
1: गरौँला नि बिस्तारै
0: अब पनि बिस्तारै भनेर भएन है सौगात कि म खोजौँ
1: भो दुःख नगरौँ
0: मलाई एउटा कुरा भन्छ सौगात
1: के दाई
0: तँलाई अझै अप्सरासँगै बिहे गर्छु भन्ने छ हो
1: अब आफूले माया गर्ने मान्छेसँग जिन्दगी बिताउन कसलाई मन लाग्दैन होला र दाई
0: एकपल्ट म कुरा गर्थ्यौँ त घरमा
1: अहिले होस् दाई अहिले मलाई मेरो काममा फोकस गर्नु छ बैङ्कको ऋण पनि तिर्नु छ बिहेको विषयमा पछि सोध्ला
0: त्यो पनि राम्रै हो टन्न पैसा कमाएर झ्याइ झ्याइ बाजा बजाएर बिहा गर्नुको मजै बेग्लै हुन्छ है सौगात
1: दाई पनि
0: साँच्ची तेरो अनुदानको पैसा आयो
1: आयो दाई त्यसैले गर्दा त अलि सजिलो भएको छ दाई तपाईँलाई धन्यवाद है तपाईँले धेरै सहयोग गर्नुभएको छ नत्र नेत्र दाईले मलाई त डुबाइसकेका छ
0: कस्तो खराब रहेछ नि तिनी
1: धन्न मलाई जनार्दन काकाले भन्नुभयो नत्र मैले त आँखा चिम्लेर विश्वास गरेको थिएँ तिनलाई जे भए पनि तपाईँले मलाई एकदम अप्ठ्यारो बेलामा सहयोग गर्नुभयो दाई तपाईँको यो गुण म कहिल्यै पनि बिर्सिन सक्दिनँ
0: ठिकै छ नि त माझकोटको फ्रेस हाउसमा राम्रा राम्रा खसी बोका पठाएर मेरो गुण तिर्नु नि त
1: त्यही दाई त्यो त तपाईँले भन्नै पर्दैन क्या
0: तँलाई मात्र होइन सौगात मलाई पनि यो काम राम्रो भइदियोस् भन्ने भएको छ पहिला जस्तो होइन मेरो पनि जिम्मेवारी थपिएको छ एउटा दिएको काम भए ढुक्क हुन्छ भन्ने छ अब काम गर्दै जाउँ कस्तो हुन्छ
1: यसै कामका लागि भनेर दिनरात खटिएका छौँ मलाई त राम्रै होला जस्तो लागेको छ दाई
0: आशावादी हुनु राम्रो कुरा हो भन्छन् तर यसपटक पनि तैँले सोचे जस्तो भएन भने के गर्छस् त सौगात
2: अनि आयुष इसे सरसँग भेट भयो त तिम्रो
3: छैन छैन सर क्लासमा जानु भएको रहेछ केही टाइम कुर्नुपर्ने हो त्यही भएर म त एकछिन क्यान्टिनतिर आइदिएको
2: ए अनि खासमा चाहिँ किन रहेछ इसे सरले भेट्न खोजेको तिमीलाई
3: खै त्यही प्र्याक्टिस कस्तो भइरहेछ अब गेम पनि आउनु थाल्यो भनेर हो कि अहिले भेटेपछि थाहा होला नि अनि तिम्रो पनि सर आउनु भएको छैन आज
2: सर त आउनु भएको छ आउन त तर खोइ किन क्लासमै जानु भएको छैन
3: ए अफिसमा के काम भएर हो कि
2: अँ त्यस्तै केही होला अनि प्र्याक्टिस त त्यही त होला नि होइन घरमा बसी बसी
3: कहिले घर कहिले पर यस्तै भइरहेछ
2: भन्नाले
3: भन्नाले कहिले घरमा कहिले ग्राउन्डमा भने नि
2: ए अनि रोहनसँग ग्राउन्डमा जान थाल्यौ
3: घरमै आएर जान्छस् कि नाम काट्दै भन्न थाल्यो नगरे के गर्नु
2: गएको त राम्रो त हो नि घरमै बसेर सिक्नुभन्दा जानेसँग सिकेको धेरै सिकिन्छ नि अहिले फेरि खेलाडीको सबै जिम्मा त्यसैलाई दिएको रहेछ क्लबले
3: त्यही भएर त हैरान भयो त
2: किन हैरान मान्छौ खुरुखुरु गएर प्र्याक्टिस गर्न छाडेर
3: त्यसको अनुहारै हेर्न मन लाग्दैन कसरी जानु खुरुखुरु प्र्याक्टिस गर्नु
2: किन
3: किन भन्ने अब त्यस्तै त हो नि सबै कुरा भनेर के साध्य लाग्ने रहेछ र
2: फेरि कुरा घुमाउन थाल्यो अचल तिमी खालि यस्तै कुरा गर्छौ खासमा तिमीलाई के भएको छ भन त
3: के भएको छ भन्नु के भएको छैन भन्नु
2: खै खै खै उता फर्क त ए थाहा पाएँ मैले पनि
3: के थाहा पायो भने के हो र
2: भइहाल्यो केही होइन
3: खुसबु के थाहा भयो भन त
2: केही होइन। हिजो अस्ति तिमी कहाँ गएको भन त?
3: हिजो अस्ति कहाँ जानु र? त्यही प्र्याक्टिसमा गयो अनि घरमै बसे, अन्त कहाँ जानु र?
2: हिजो घरमै थियौ तिमी, झुट बोल्छौ?
3: किन झुट बोल्नु त फेरि, कहीँ गएको त छैन।
2: अनि अस्ति चाहिँ?
3: अस्ति पनि त घरमै थिएँ नि। कुरो के हो भन त, तिमीले यसरी पुलिसले सोधेर चाहिँ किन सोध्दा खोज्छौ?
2: सोध्न मन लागेर, तिमीले मलाई कति कुरा लुकाउँदो रहेछौ भनेर बुझ्नलाई सोधेको नि। अझै के लुकाएको छैन भनेर भन न।
3: त्यस्तो केही छैन भने।
2: तिमीलाई त्यस्तो हुँदा पनि चेत खाएन है? अझै केटीकै चक्करमा घुमिरहेछौ तिमी। तिमी त सङ्गत गर्न खालको मान्छे रहेन त।
3: तिमीलाई जे इच्छा छ भन यार, तर मैले खासै त्यस्तो के गरेँ जस्तो त लाग्दैन।
2: त्यसले त्यो घाँटीमा के हो भन त?
3: घाँटीमा
2: अझ थाहा नपाए जस्तो गर्छ।
3: लो के छ र?
2: तिमीले जे गरेको त्यसकै प्रमाण छ। पख इ थाहा पाए बोल, के हो यो?
3: ए यहाँ त साँच्चीकै डाम पो बसेर रहेछ त।
2: बलबरेको डाम बस्नुपर्ने साँच्चीकैको बसेर रहेछ होइन, घरै बसेर यस्तो पो हुँदो रहेछ त अचेल।
3: जो यो तिमीले सोचे जस्तो होइन है खुसबु।
2: आफै भयो होला नि होइन, कुरा बनाउनु त कति जानेको, अझ त्यस्तो होइन रे। कस्तो हो त
3: खुसबु यो?
2: के भयो, बोल्ती बन्द भयो कि गएको ठाउँ पनि थाहा पाएन?
3: कुरा नबुझी गाली नगर न खुसबु, मबाट केही भएको छैन।
2: तिमीबाट केही भएको होइन भने यो कसरी भयो त? आफै उडेर आएर चप्क्यो?
3: ए तिमी जे भन यसमा मेरो केही दोष छैन।
2: उसमा एउटा कुरा भन त,
3: के
2: तिम्रो परिवारमा सबैभन्दा धेरै कस माया लाग्छ?
3: बहिनीको, मम्मीको, बाबाको, सबैको लाग्छ, किन र?
2: ल ठिक छ, यदि तिमीले यो सबै गरे होइन भने, न त से मम्मीको कसम खाएर भन त मैले केही गरेको छैन भनेर सक्छौ?
3: मलाई विश्वास गर न खुसबु, मान्छे यहाँ कस्तो अप्ठ्यारोमा परिरहेछ, झन् त्यसमाथि तिमी तनाव थप्छौ यार।
4: नमस्ते, म कैलालीबाट अशोक चौधरी बोल्दैछु। रोपेगुना फल टिम, तपाईँलाई धेरै धेरै धन्यवाद, यस्तो राम्रो प्रोग्रामहरू ल्याउनु भएको छ। नाटक चाहिँ समाजलाई जनचेतना दिने खालको नाटक चाहिँ छ, मलाई एकदमै राम्रो लाग्यो र नाटकहरू म नछुटाइ सुन्ने गर्छु होइन। अहिलेसम्म सिजन वानदेखि सिजन टूसम्म एउटा पनि एपिसोड चाहिँ मैले छुटेको छैन सुन्न। सोसियल मिडियाहरूबाट चाहिँ मैले सुन्ने गर्छु, एफएममा सुन्न नपाएको अवस्थामा होइन। जगत सलिताको रोल चाहिँ मलाई एकदमै राम्रो लाग्छ उहाँहरूको, र आउँदो दिनमा पनि नाटकले एकदमै धेरै सफलता पाओस् यही भन्न चाहन्छु।
5: गत हप्ता सोधिएको प्रश्न थियो, माझकोटमा बालबालिकाका लागि हानि नगर्ने खेलौना पसल कसले शुरू गरेको छ? यसको सही उत्तर हो रंगमती। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट दीपक गौतम, दाङबाट दुर्गा चौधरी, काभ्रेबाट नवीना तामाङ र दार्चुलाबाट नरेन्द्र धामी विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? प्रश्न फेरि एकपटक, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 59।
2: साउजी
3: हजुर,
2: यहाँको यो फ्यान चलाइदिनु न, कस्तो गर्मी भयो।
3: ओहो भाइ, त्यो फ्यान त बिग्रिया छ त, चल्दैन त।
2: फ्यान चल्ने ठाउँ छैन यहाँ।
3: उहाँ पछाडि चल्छ, त्यहाँ बस्नु न त।
4: होस्, त्यस्तो कुनामा त नजाने।
2: डिम्पल, यहाँ बस्नुभन्दा बरु रुममै बसौँ न है। साउजी, के रे, रुम खाली छैन?
3: रुम त छ, चार्ज लाग्छ नि फेरि।
2: चार्ज लागे देउला नि, होइन डिम्पल?
4: रुममा नबसौँ होला आयुष, एकैछिनमा मलाई गइहाल्नुपर्छ। नेक्स्ट टाइम बसौँला नि, हुन्न?
2: हुन्छ हुन्छ, तिम्रो टाइम छैन भने त।
3: ए, नबस्ने, कोठा चाहिएन?
4: त्यो फेरि बसौँला नि, बरु मैले भनेको लिएर आएको छौ त।
2: छ, ए ल्याऊ।
4: थ्याङ्क यू आयुष।
2: इट्स ओके।
4: तिमीलाई मैले कति दुःख दिएँ है आयुष।
2: यस्तोलाई पनि के दुःख भनेर, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
3: चिसो मगाउनु भएको थियो होइन?
4: यतै राखिदिनु न।
3: हुन्छ।
4: जे होस्, तिमी मान्छे चाहिँ एकदम केयरिङ खालको रहेछौ।
2: के कुरामा?
4: सबै कुरामा, बोलीको पक्का, हेल्पफुल, अरूको प्रब्लम बुझिदिने, विश्वासिलो। मेरो मम्मीको उपचारमा तिम्रै त हेल्प मिलिरहेछ नि मलाई। यस्तै यस्तै कुराबाट त जज गर्ने हो नि मान्छेलाई, होइन र?
2: त्यो त त्यही हो। अनि तिम्रो बाबा चाहिँ कहाँ हुनुहुन्छ नि डिम्पल?
4: उतै गाउँमै हुनुहुन्छ।
2: के गर्नुहुन्छ, यता आउनु भएको छैन?
4: छैन, बुबाको काम त त्यही हो, ड्रिङ्क्स गर्ने, गाउँमा हल्ला गर्ने, त्यस्तै त हो। बुबालाई आमा बिरामी हुनुहुन्छ भनेर कति मेसेज पठाए, आउँदै आउनु भएन।
2: ए हो र?
4: तर ठिकै छ, तिम्रै हेल्प मिलिरहेछ नि मलाई।
2: हेल्प भन्ने कुरा अप्ठ्यारो परेको बेला त गर्ने हो नि, तिम्रो आमा पनि त मेरो आमा जस्तै हो नि, होइन र?
4: तिमी कस्तो लभली छौ यार।
2: हो र?
4: कस्तो मिठो गरी बोल्न जानेको तिमीले, साँच्ची म त तिम्रो पुरै फ्यान भइसके।
2: म पनि तिम्रो फ्यान भएको छु नि, अचेल मलाई जहिले नि तिम्रो मात्र याद आउँछ।
4: किन चिन्ता मान्छौ, एक दिन फुल इन्जोयका साथ बसौँला नि, हुन्न?
2: हुन्छ, तर कहिले आउने होला त्यस्तो दिन?
4: पहिले मम्मीलाई हस्पिटलबाट डिस्चार्ज गरौँ अनि त्यसपछि मात्रै, हुन्न?
2: भइहाल्छ रे। साँच्ची तिम्रो मम्मीलाई आज डिस्चार्ज गर्छ भनेको होइन?
4: आज डिस्चार्ज गरेर लैजाने भने आऊ, डाक्टरले के भन्नुहुन्छ फेरि?
2: मलाई पनि कस्तो भेट्न मन लागेको छ मम्मीलाई, आज म पनि जान्छु नि है तिमीसँग।
4: पर्दैन पर्दैन, यतिका दुःख दिइरहेको छु, अब झनै हस्पिटल पनि, के दुःख दिनु र तिमीलाई, उता म हेरिहाल्छु नि।
2: तैपनि एकपटक भेट्न पाए हुन्थ्यो भनेर हो।
4: हेरौँ, आजै डिस्चार्ज भएन भने भेटौँला नि त्यसपछि।
2: निको भइसकेको छ होइन आमालाई, डिस्चार्ज गर्दै हुन्थ्यो नि अब है, बेकारमा बिल बढाउन किन राख्ने र हस्पिटलमा।
4: घरै गएपछि त आनन्दै हुन्छ नि।
2: त्यसपछि चाहिँ बल्ल हामी भेट्न पाउँछौँ होइन?
4: म मिलाएर फोन गर्छु नि।
2: ल ल, हुन्छ।
4: मैले घुम्न जाउँ भन्ने बेला आफूलाई टाइमै नमिल्ने होला फेरि।
2: कसलाई, मलाई? तिमी भन न मात्रै, म सबै कुरालाई बिर्सेर तिमीलाई भेट्न आउँछु नि।
4: हो र?
2: पहिला टाइम दिएर त हेर।
4: त्यसो भए अलिक टाढै जाउँ न ल, एक दुई रात उतै बस्ने गरी, हुन्न?
5: हेरेर खेल्न सक्दैनौ? अय्या, के भनेदेखि घुँडै खुस्काइदिए कि के हो?
6: ओहो, निमकली आमै, नमस्कार है। नमस्कार। के भयो, चोट त लागेन नि?
5: नमस्कार नमस्कार, बाँदर जस्ता केटाकेटीले भुकुन्डले हानेर झन्डै खुट्टा भाँच्दैन।
6: माफ गर्नु होला है, बच्चा बच्चीहरूलाई खेल्ने रहर लागिहाल्छ।
5: खेल्न र चक्कर गर्न मात्र सिकाउनुहुन्छ जस्तो छ तपाईँ, हेर हेर यी सारा केटाकेटी चौरा उफ्रेका।
6: अहिले हाफ टाइम भएर सबैजना यसो चौरमा आछन्।
5: धन्न, अघि पछि पनि तपाईँहरूकै खासै पढाउनु हुन्न जस्तो चाहिँ मानिन है मैले।
6: पढाउँछौ नि, किन नपढाउनु, हाम्रो कामै यही हो।
5: खै, मार साहबहरूलाई राजनीति गर्दैमा फुर्सद हुन्न, के पढाउँथे?
6: हाम्रो स्कुलमा चाहिँ त्यस्तै हुन्न हेर्नुहोस्। र अर्को कुरा, आफ्ना बालबालिकाले कस्तो पढ्छन् के गर्दैछन् भनेर तपाईँहरूले पनि त चासो राख्नु पर्यो नि।
5: ए, खन खनी पैसा पनि हामी तिर्ने, केटाकेटी पढे नपढेको नि हामी नै हेर्ने, अनि तलब मात्र पचाउने काम चाहिँ तपाईँहरूको।
6: त्यस्तो भन्न कहाँ खोज्यो र?
5: के भन्न खोजेको त?
6: अब तपाईँहरूलाई छलफलका लागि चिठी काटेरै बोलाउँदा त आउनुहुन्न।
5: हामी स्कुल आएर के पो गर्ने हो र? उही तपाईँहरूका भाषण सुन्ने अनि जाने होइन र?
6: निम्कलियामै उतै अफिसको कोठातिर गएर कुरा गरौँ न है।
5: पर्दैन, दुई चारवटा कुरा गरेर गइहाल्ने हो, म पनि काम छ।
6: ए हो, हुन्छ हुन्छ, भन्नुहोस् न।
5: ल, मैले के भन्नु, तपाईँले भन्नुहोस् न, हाम्रो सन्देशले के गर्यो खासमा? त्यस्तो चिठी नै पठाउनु पर्ने गरी
6: खासमा सन्देश नराम्रो विद्यार्थी चाहिँ होइन, उसको सबै कुरो राम्रै छ, भनेको कुरा सजिलै बुझ्छ, फुर्तिलो पनि छ, बाठो पनि छ।
5: नाति कसको नि, देख्नु भयो?
6: अरू गतिविधिहरू खेलकुद आदिमा पनि चासो राख्छ।
5: खेल्नकै लागि त पैसा तिरेर किताब कापी किनेर ड्रेस सिरेस किनेर किन स्कुल पठाइरहनु पर्यो त? के भनेदेखि स्कुल आइसकेपछि त पढ्नु नै पर्यो नि राम्रोसँग।
6: हजुर हजुर, हो हो, पढ्छ पनि।
5: अनि समस्या चाहिँ के भयो नि त कृष्ण सर?
6: मैले हजुरसँग छलफल गर्न खोजेको कुरा चाहिँ अचेल सन्देशको आनी बानी स्वभाव फेरिँदै गएको छ, अलि झगडालु, एकहोरो र जिद्दी गर्ने खालको हुँदै गइरहेछ केटो।
5: त्यो त हो कृष्ण सर, घरमै पनि उपद्रव मचाइरहन्छ भने कुन दिन के ठुलै विध्वंस मचाउँछ? त्यही भएर तपाईँहरूले कसरी हुन्छ तह लगाइदिनु पर्यो के कृष्ण सर।
6: तह लाउने भन्दा पनि नि हामी उनीहरूलाई सम्झाइ बुझाइ त गरिरहेको हुन्छौँ नि हामीले।
5: सम्झाएर मान्ने खालको भए पो सम्झाउने।
6: अस्ति चाहिँ सन्देशले कक्षाकै अर्को विद्यार्थीलाई हानेर चोट नै लागेछ नि।
5: सिङ्गानी सिङ्गानी भनेर जिस्काको जिस्काइ गर्दो रहेछ, अनि यसो धकेल्दा ठोकेर दाँत झरे अरे ए भने सुनेको थिएँ। के भनेदेखि हल्लेका हुँदा हुँदा झरे।
6: अर्को विद्यार्थीको अभिभावकले कम्प्लेन गर्नुभयो, तपाईँहरू सँगै कुरा गर्छौ भन्नुभयो, त्यसैले चिठी काटेका हौ।
5: ए त्यो कुरा त अब पुरानो भइसक्यो नि कृष्ण सर।
6: हजुर, अर्को कुरा चाहिँ विद्यालयमा मोबाइल ल्याउन दिनु भएन, यत्रो बच्चालाई मोबाइल के काम?
5: ए अँ अँ, अस्ति एक दिन चाहिँ बाउको मोबाइल चोरेर झोला हालेर स्कुल आएछ। के भनेदेखि बेलुकी बाउले बेसरी भकुरेपछि अब लादिन भनेको छ।
6: पिटेर मात्र पनि हुँदैन, केटाकेटीलाई सम्झाइ बुझाइ मनाउनु पर्छ, किनकि तपाईँ हामी मिलेर नै उनीहरूको बानी व्यवहार सुधार्ने।
5: तपाईँहरूले यस्तै यस्तै कुरा भन्नुहुँदो रहेछ र झन् पुल पुलेर टाउकोमै टेक्ने भएको छ त आजकल।
6: माया ममताले कोही पनि बिग्रिँदैन, हेर्नुहोस् हामी त यसै गर्छौँ। यहाँ कुनै पनि बालबालिकालाई जस्तो सुकै गल्तीमा पनि सजाय दिने चलन छैन।
5: ल, बिठाई गर्दा पनि सजाय दिनु हुन र त झन्झन बिग्रिन्छन् त। के भनेदेखि तपाईँहरूको यस्तो पारा हो भने त सन्देशलाई स्कुल नपठाए पनि हुने रहेछ। केटाकेटीलाई स्कुल पठाउने किन हो भन्नुहोस् त? लेखलान, पढलान, ज्ञानी बन्लान् भनेर होइन?
6: हो, तर तपाईँहरूले पनि समय दिनु भएन र बच्चाको व्यवहार यस्तै खालको भइरहने हो भने हामी समेत तपाईँको बच्चालाई अरूसँग राखेर पढाउन सक्दैन।
5: ए त्यसो भए के भनेदेखि बदमासी गर्न दिने, गल्ती गर्दा पनि सजाय नदिएर पुल पुल्याउने तपाईँहरू, अझ हामीलाई पो दोष? उसो भए ठिक छ नि त, हामीले पनि किन यही स्कुललाई पठाउनु? भोलि नै म सन्देशलाई अर्को स्कुललाई पठाउँछु, आउँदैन अब यहाँ।

0: के भयो पर्ला दाई?
1: खुट्टा चुन्डियो, हेर न।
0: अब कतिन्जेल कुरेर बस्नुपर्ने हो दा। अलिक छिटो गर्नु ल, किन हतार गरे कुसुम? म सानो बच्चा छोडेर आएको मान्छेलाई त हतार लागेको छैन, जित्तो खुकुलो मान्छेलाई के को हतार हो?
1: धेरै बेर लाग्दैन बहिनी, एकैछिन हो, पाँच मिनटमा नट बोल्ट कसै हाल्छु।
0: अरूले त कस्दैनन् पाँच मिनटमा नट बोल्ट, दाईलाई त झन् अरूलाई भन्दा दोब्बर समय लाग्छ।
1: इन्दु बहिनी आउँदा मेरो मिल्नै रमाइलो हुन्छ भन्ने फितालाई पनि थाहा रहेछ। इन्दु बहिनी
0: होला होला, म आएको बेला धेरै जसो तपाईँको मेसिन बिग्रेकै हुन्छ, जानी जानी बिगारेर त होइन नि दाई।
2: ए बोजू, के नचाहिने कुरा गरेर बस्यो होला, त्यस्तै त यो दाई लोसे छ।
0: रमाइलो कुरा गरेपछि समय कटाउनु सजिलो हुन्छ क्या, अब तपाईँसँग गरौँ भने तपाईँलाई सुन्नै मन छैन।
2: एकछिन नबोली बसे हुन र भने
0: होइन, तपाईँ आज भोलि के भएको कुसुम? आफू पनि नबोल्ने, अरूले बोले पनि झर्को मान्ने। हेर्नु है, म त नबोली बस्न सक्दिनँ।
1: तपाईँहरू एकैछिन कुर्नु है, म नट बोल्ट ल्याएर आउँछु।
0: अरे छिटो गरेर आउनु है दाई।
1: ल ल, म पुगेर आइहाल्छु।
0: हुन्छ हुन्छ, हामी कुर्छौँ एकछिन।
2: बोजू जाउँ, भोलि आउँला बरु जाउँ।
0: अब आइसकेपछि मकै पिनेरै जाने नि, फेरि को आइरहन्छ?
2: बोजू मलाई यहाँ बस्नै मन छैन के।
0: तपाईँलाई आजकल कहीँ पनि बस्न मन लाग्दैन? घरमा बस्दा बाहिर जाउँ, बाहिर निस्के घर जाउँ, एकछिन चुप लाएर बस्यो हुन्न।
2: हे नकराउनु न बोजू।
0: ए रिता दिदी, लड्नु होला है, कस्तो के नै बित्न लागेको छ, दगुर्नु भएको।
3: घर एक कुल पाउन आएका छन्, बिस्तारै गरेर भयो।
0: अनि पाहुनै आएका दिनमा चाहिँ किन मिलाउनु पर्यो त?
3: दिउँसो रोटा पकाउनलाई घरमा पिठोसम्म छैन, पाहुनालाई खुवाउन त पर्यो नि हिन्दू।
0: पर्यो रिता दिदी पर्यो।
3: अस्तिदेखि आउँछु भन्दा भन्दै नभ्याएर, होइन सुनसान छ त, मिलका भाइ छैनन्, कहाँ गया हुन् तिनी?
0: हेर्नु न त्यहाँ मिलको फित्ता फुस्किया छ, नट बल्टुली न भोलाका गएका छन्।
3: ए लौ त, ढिलो पार्ने रहेछन् त यिनले। कुसुम पनि आएरहेछौ, मैले त यादै नगरे।
2: हजुर,
0: बस्नु बस्नु दिदी, ऊ त्यो मुढा तान्नु त।
3: बस्ने फुर्सद नै ना हिन्दू मलाई, सबैतिर आफैले हेर्न परन्छ, छोराछोरीलाई पनि ध्यान दिनै पर्यो, ध्यान नदिने हो भने फेरि छोराछोरी बिग्रेन भन्ने डर।
0: त्यही त,
3: म गाउँको धोक्रो छोडेर जान्छु, पिनेर राखिदिनु भनेर भन है हिन्दू, म धन्न सकेर आउँछु।
0: हुन्छ दिदी, तपाईँ जानु म भनिदिउँला।
3: बस्न त मन थियो नि, भ्याउँदिन।
2: त्यो रिता बोजूले कसरी घुरेर हेरे मलाई, रिस नै हुने गरेर।
0: चर्चित भएपछि यस्तै हो, सबैले हेर्छन् बोल्न खोज्छन्।
2: ए त्यस्तो नभन्नु न के बाउजू,
0: भएको कुरा भन्दा के भयो त?
2: मेरो सबै कुरा थाहा भएको मान्छेले त्यस्तो भन्नुहुन्छ तपाईँ, अरूले त झन् नभन्ने कुरै भएन नि।
0: मलाई थाहा भएर के गर्नु? हाम्रो समाजले केटा र केटी ढोका लगाएर बस्यादेखिसि यिनीहरू बिच केही भएको छैन भनेर पत्याउँदैन कुसुम।
2: के गर्ने होला है बाउजू, मलाई त एकदमै गाह्रो हुन थालिसक्यो।
0: हेर्नु कुसुम, समाजमा तपाईँको नाम बिग्रिसक्यो, अब यसलाई कसरी सुधार्ने भनेर सोच्नुपर्छ।
2: कसरी सुधार्ने त?
0: हेर्नु कुसुम, हरिश र तपाईँ एकअर्कालाई माया गर्नुहुन्छ, सँगै जीवन बिताउन चाहनुहुन्छ भने समाजको कुरा सुनेर किन बस्ने? बरु सबैको मुखमा बुझो लगाइदिनु न।
2: बुझो लाउनु रे, के भन्नु बाबुजू?
0: हेर्नुहोस् नानी, मैले भनेको मान्नुहुन्छ भने तपाईँ हरिशसँग बिहे गर्नुहोस्, कुरै खत्तम।
4: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाई विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो 2079 साल वैशाख 30 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुनसरीबाट दीर्घायु श्री पराजुली, कालीकोटबाट सन्जु बम, हुम्लाबाट गणेश देवकोटा र तेह्रथुमबाट अरूणा दर्नाल विजेता हुनुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, हाल नेपालमा कति तहको सरकार छ? प्रश्न फेर एकपटक, हाल नेपालमा कति तहको सरकार छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौ। मंगसिर 4 गते प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FN पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बाँधसँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 98015775008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: सरकारले कानून बनाएर निर्वाचन कार्यतालिका संशोधनका लागि आग्रह गरेर विभिन्न ढंगले प्रतिनिधि सभाको आयु लम्ब्याउने प्रयास गरेको थियो, तर व्यापक विरोधपछि राष्ट्रिय सभाबाट पारित भएर आइसकेको प्रतिनिधि सभा र प्रदेशसभाको कार्यकाल सम्बन्धी विधेयकको व्यवस्था फिर्ता लियो। सरकारले यो प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेपछि सरकार आफैले असोज 1 गतेदेखि प्रतिनिधि सभाको जारी अधिवेशन अन्त्य गरिदियो। गएको शुक्रबार मन्त्री परिषदबाट नै निर्णय गरेर अधिवेशन अन्त्यको लागि पठाएको सिफारिश राष्ट्रपतिले कार्यान्वयन गरिदिएपछि संसद अधिवेशन शनिबार मध्यरातीदेखि नै अन्त्य भएको छ। अधिवेशनको अन्त्य भएपछि पनि प्रतिनिधि सभाको कार्यकाल सम्बन्धी प्रश्नको जवाब पनि भेटिएको छैन। कार्यकाल सकिएको हो वा संसद अधिवेशन मात्र अन्त्य भएको हो भन्ने विषयमा नागरिक मात्र होइन स्वयं सांसद नै अन्यलमा छन्। यस्तो अवस्थामा अब के हुन्छ? के अब नयाँ प्रतिनिधि सभा सदस्य नसुनिदासम्म यही संसद रहन्छ? यदि त्यसो हो भने मंगसिर 4 गते हुने निर्वाचनलाई असर गर्छ या गर्दैन? यो विषयमा कानून र संविधानमा के छ? आज हामी यही विषयमा संविधानविद डाक्टर विपिन अधिकारीसँग कुराकानी गर्दैछौ। डाक्टर साहब, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
3: नमस्ते, धन्यवाद।
1: आरामै हुनुहुन्छ?
3: हजुर।
1: डाक्टर साहब, यो गएको शनिबारदेखि मध्यरातीदेखि चाहिँ अब संसदको आयु सकियो भन्ने कुराहरू आयो। सभामुखले चाहिँ संसद अधिवेशन अन्त्य भयो भन्ने कुरा चाहिँ गर्नुभयो। अब त्यो कुरा हुँदा चाहिँ यो संसदको आयु नै सकिएको हो कि अथवा संसदको अधिवेशन मात्रै अन्त्य भएको हो भन्ने विषयमा यतिखेर स्वयं सांसद अथवा सर्वसाधारण नै अन्यलमा छन्। खास गरेर के हो यसको स्पष्ट, सबैले सहज तरिकाले बुझ्ने गरेर प्रश्न पारिदिनुहोस् न।
3: अब अहिले जसरी प्रतिनिधि सभाको अधिवेशन अन्त्य भयो भनिएको छ, त्यसबाट चाहिँ उद्देश्य केवल प्रतिनिधि सभाको अधिवेशनलाई अन्त्य गर्ने भन्ने मात्र देखिन्छ। यदि प्रतिनिधि सभा भङ्ग गरेको भए निर्वाचनका लागि प्रतिनिधि सभा भङ्ग गरिँदैछ भनेर चाहिँ उल्लेख गरिन्छ, र त्यसरी गरिएको छैन। नेपालको जुन वर्तमान संविधान, मुख्य संविधानको व्यवस्था के हो भने प्रतिनिधि सभाको कार्यावधि 5 वर्षको हुन्छ, र 5 वर्षको कार्यावधिमा अन्तिम वर्ष चाहिँ त्यो निर्वाचन वर्ष हो। अन्तिम वर्ष निर्वाचनको तयारी गर्नुपर्छ, अनि त्यो 5 वर्षभित्रै निर्वाचनको व्यवस्था गरेर निर्वाचित प्रतिनिधिहरूलाई उपस्थित गराउने तयारी गर्नुपर्छ। त त्यस हुनाले जब नेपालको संविधान बमोजिम प्रधानमन्त्रीले निर्वाचनको घोषणा गर्नुहुन्छ, उहाँले त्यो निर्वाचनको घोषणा सँगसँगै प्रतिनिधि सभालाई भङ्ग गर्नुपर्ने हो। संसदीय अभ्यास चाहिँ त्यही नै हो, नेपालमा पनि त्यही नै हुन्थ्यो, अन्य देशहरूमा पनि त्यही नै हुन्छ। हाम्रो प्रतिनिधि सभा भनेको तपाईँको यो चाहिँ थायी सभा होइन र निर्वाचनमा जो जान्छ निर्वाचनमा जाने निर्णय गरिसकेपछि अनि प्रधानमन्त्रीलाई प्रतिनिधि सभा चाहिँदैन किन चाहिँदैन भन्दा म भन्छु अब निर्वाचनमा गएको सरकारले अब प्रतिनिधि सभामा गर्ने काम कारवाही गर्न सक्दैन जस्तो प्रतिनिधि सभाले के गर्दछ भने बजेट पास गर्दछ अब निर्वाचनमा गइसकेपछि बजेट पास गर्ने होइन पास गरिएको बजेट अनुसार निर्वाचन गराउने निर्वाचनमा गएको सरकारले नीति तथा कार्यक्रम ल्याउन मिल्दैन उसले भइरहेको नीति तथा कार्यक्रमलाई भइरहेको जुन परम्परा छ प्रविधि छ कानुन छ त्यस अनुसार कार्यान्वयन गर्दछ तर नयाँ कुरामा हात हाल अब कानुन बनाउने कुरोमा पनि अब कानुन बनाइँदैन निर्वाचनमा गइसकेपछि भइरहेको कानुन अनुसार शासन गर्ने हो अब नयाँ कानुन बनाउने जनतालाई प्रभावित गर्ने अरूले नपाएको एउटा जुन अवसर छ आफूले प्रयोग गर्ने भन्ने हुँदैन त्यस हुनाले यी सबै काम कारवाही गर्ने ठाउँ प्रतिनिधि सभालाई भङ्ग गरिन्छ त भङ्ग गर्न त्यो प्रतिनिधि सभा भङ्ग गरेपछि अनि प्रधानमन्त्री चाहिँ साँच्चीकै एउटा कार्यवाहक सरकारको नेता भन्दछ।

0: तबसम्म जब चाहिँ फुल्ली म्यान्डेटेड प्रधानमन्त्री आउँदैनन् तबसम्म मैले यो देशलाई धान्ने काम चाहिँ गर्दछु। त त्यो धान्ने काम भनेको मिलिजुली सरकार, सरी त्यो भनेको कार्यवाहक सरकार या काम चलाउ पनि भन्दछन् कतिले, त कार्यवाहक सरकारको प्रचलन हो। अब हाम्रो त्यसरी गरिएन, त्यसरी सोचिएन।
1: हजुर डाक्टर साहब, हजुर यहाँले भन्नुभयो प्रधानमन्त्रीले नै यो संसद अन्त्य भएको घोषणा गर्नुपर्दछ संविधान अनुसार भन्नुभयो, तर प्रधानमन्त्रीले त्यो घोषणा पनि गर्नु भएन। यहाँ त सभामुखले नै त्यो भनौँ न उहाँले अन्त्य सांसद अधिवेशन अन्त्य मात्रै भएको भन्नुभयो होइन, यो न प्रधानमन्त्रीले घोषणा गर्नुभयो संसद भंग भयो भनेर, न सभामुखले नै भन्नुभयो। यस्तो अवस्थामा हुँदा त कतिपय सांसदहरूलाई नै अन्यल छ क्या। अब उहाँहरूले के उहाँलाई हामीले सांसद भन्ने, म सांसद हुँ या होइन भन्ने नै अन्यलता छ नि त।
0: अब अहिलेको जसरी काम कारवाही अगाडि बढ्यो, उहाँहरू अब मैले त्यसलाई स्वीकार गर्दिन, संवैधानिक कानून र संवैधानिक संसदीय परम्परा को दृष्टिकोणबाट मैले त्यसलाई गलत भएको भन्दछु, तर यदि गलत भएकै सत्य हो भने उहाँहरूको जुन प्रतिनिधि सभा छ त्यो भङ्ग भएको छैन। अब भङ्ग भएको छैन भनेपछि उहाँहरूको सांसदको हैसियत कायम छ। अब सांसदको हैसियत कायम छ भने उहाँहरूले काम गर्ने, अब यदि काम गर्ने उद्देश्य राखियो भने उहाँहरूलाई फिर्ता बोलाउन सकिन्छ। त यो कुरा म किन भन्दैछु भने किन त्यसो गरियो भन्ने कुरा हामीले बुझ्नु पर्दछ। त त्यो बुझ्ने अब त्यो कानूनको कुरो होइन, त्यो चाहिँ राजनीतिको कुरो हो। राजनीतिको कुरो के हो भने जबसम्म प्रतिनिधि सभा भङ्ग गरिँदैन अनि एक चौथाई प्रतिनिधि सभाका सदस्यहरूले जहिले पनि अधिवेशनको माग गर्न सक्दछ, अब अदालतले सर्वोच्च अदालतले कुनै केसको रूपमा हस्तक्षेप गर्यो भने अदालतले दिएको निर्देशन अनुसार होला, होइन भने 25% सदस्यहरूले अधिवेशन चाहिँ माग गर्न सक्दछन् र प्रधानमन्त्रीको चाहिँ विकल्प चाहिँ खोज्न सक्दछ। अहिलेको प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वास हराउनु भयो या प्रधानमन्त्रीले अब चाहिँ अविश्वासको मत लिनुहोस्, उहाँका प्रति चाहिँ प्रतिनिधि सभाको विश्वास छैन भन्ने कुरोको दावी गर्न सक्दछ। अब एक या त आफूले विश्वासको मत लिनुपर्ने अवस्था आउन सकोस् भन्नका लागि यो प्रतिनिधि सभालाई कायम राख्ने उद्देश्य अनुसार काम गरिएको हो, या त उहाँले चाहिँ यदि कुनै कारणवश कथम कदाचित अहिलेको सरकार गठबन्धनको मान्यता अनुसार हिँड्नु भएन भने उहाँलाई चाहिँ अविश्वासको प्रस्ताव ल्याएर फेर्न सकियोस् भन्नका लागि राखिएको हुन सक्दछ। त ती दुवै कुरो एउटा असल संवैधानिक प्रणालीमा ती दुवै कुरो चाहिँ राम्रो संस्कार होइन, असंवैधानिक त हो नै, यो अनैतिक पनि हो, किनभने प्रधानमन्त्रीले अब काम गर्न नसक्ने नपाउने र निर्वाचनबाट थिचिएको प्रधानमन्त्रीले पूर्ण प्रधानमन्त्रीका रूपमा काम गर्दैन, प्रतिनिधि सभालाई बिदा नै गर्नुपर्ने हो, तर गरिएको छैन। अब नगरेपछि साधारण सदस्यहरू ऱ्याङ्क एन्ड फाइलले त भर्न पायो नि, प्रतिनिधि सभाको अधिवेशन अन्त गरिएको हो, 11 अधिवेशनहरू आजसम्म भइसके, यो प्रतिनिधि सभाको निर्वाचन भएदेखि अब यदि 12 अधिवेशनको आवश्यकता पर्यो भने हामी फेरि फुत्त चाहिँ निस्कन सक्छौँ, चाहे निर्वाचन होस् चाहे निर्वाचन नहोस्। अब मुडे कुरा आयो, तर मैले भने असंवैधानिक चाहिँ असंवैधानिक हो, अब गरिसकिएको छ, त्यसलाई अदालतले जबसम्म हस्तक्षेप गरेर चाहिँ कुनै केसको सन्दर्भमा यो असंवैधानिक हो भनेर चाहिँ डिक्लेयर गर्दैन या परमादेश दिँदैन तबसम्म त अब यसै अनुसार हुन्छ। त्यस हुनाले अहिलेको स्थिति चाहिँ के हो भने प्रतिनिधि सभाको भङ्ग भएको छैन, केवल अधिवेशनको अन्त्य गरिएको छ। अब अन्त्य गरिएको चाहिँ अधिवेशनलाई नयाँ अधिवेशन त फेरि बोलाउन सकिने भयो। अब के हुन्छ भने एउटा गलत तर्कबाट अर्को कुतर्कमा, अर्को कुतर्कबाट अर्को कुतर्कमा जाने चाहिँ सम्भावना जहिले पनि हुन्छ।
1: डाक्टर साहब, यस्तो अवस्थामा चाहिँ

0: आयोगले केही गर्न सक्छ?
1: निर्वाचन आयोगले गर्न सक्थ्यो नि त, नेपालको संविधान अनुसार निर्वाचन सम्बन्धी सम्पूर्ण कुरा एदेखि वाईसम्म सबै चाहिँ निर्वाचन आयोगले नै गर्ने हो। निर्वाचनको कुरो भएपछि त्यो निर्वाचन आयोग नै हो, यो संविधानले त्यही नै भन्दछ। यो संविधानले जे भन्दछ त्यो कुरालाई मैले दोहोऱ्याएको मात्र हो। मैले एदेखि वाईसम्म किन भने भनेदेखि जेड चाहिँ बाँकी राखेको छ। जेड किन बाँकी राखेको हो भने निर्वाचनको मिति चाहिँ नेपाल सरकारले गर्दछ, नेपालका प्रधानमन्त्रीले गर्नुहुन्छ। त नेपालका प्रधानमन्त्रीले नभनिकन निर्वाचनको तिथि डिक्लेयर हुँदैन, त्यस हुनाले त्यो जेड चाहिँ मैले घटाइदिएको होइन भने यो संविधानले प्रष्ट रूपमा भन्दछ कि यो जहिले पनि निर्वाचन सम्बन्धी जब कुरा आउँछ तपाईँको यो निर्वाचन आयोगले चाहिँ यो संविधान र संघीय कानूनको अधीनमा रही तपाईँ राष्ट्रपति उपराष्ट्रपति संघीय संसदको सदस्य प्रदेश सभाको सदस्य स्थानीय तहको सदस्य यी सबैको निर्वाचनको सञ्चालन रेखदेख निर्देशन र नियन्त्रणको अधिकार पाएको छ। अब के बाँकी रह्यो त? बाँकी के रह्यो भन्दा अब कानूनहरूले छुट्याएका कुराहरू, तर छुट्याएका कुराहरू पनि यो म्यान्डेटलाई असर गर्ने गरी छुट्याउन पाइँदैन। र निर्वाचनको प्रयोगको लागि मतदाता नामावली बनाउने समेत चाहिँ काम कारवाही गर्ने अधिकार निर्वाचन आयोगलाई छ। भनेपछि निर्वाचन आयोगले भन्नु पर्दथ्यो यो संसदीय पद्धति हो, तपाईँहरूले मनपरी गरेर हुन्छ यो के हो भने कुरो प्रधानमन्त्रीको चाहिँ सुविधा के हो, गठबन्धनलाई के असर लाग्दछ भन्ने होइन, कुरो नेपालका प्रधानमन्त्रीको विशेषाधिकार के हो, उनी कुन रूपमा कार्यकारिणी हुन् र उनको जुन संविधान प्रदत्त अधिकार छ त्यो अधिकारलाई अब यो चाहिँ छोइ छिटो गर्ने चाहिँ अधिकार गठबन्धनका सदस्यहरूलाई छ त भनेर भन्नु पर्थ्यो, तर निर्वाचन आयोगले भन्न सकेन। उसले यति कुरा भन्यो कि यो विषय अब संविधानमा स्पष्ट छैन भने हामीले स्पष्ट रूपमा भन्न मिलेन, तर अब निर्वाचनको जब चाहिँ के अरे मतदाता नामावली प्रस्तुत गरिन्छ त्यसपछि चाहिँ हामीले संसदको जुन एउटा काम कारवाही छ त्यो चाहिँ हुन दिँदैनौँ, त्यो चाहिँ मिल्दैन। उनीहरूले त्यति कुरो भनेको हुनाले अब त्यति पनि बाध्यता सिर्जना भएको हुनाले अहिले अधिवेशन अन्त गरिएको छ। त्यो निर्वाचन आयोगको प्रेसरले गरेको हो, तर निर्वाचन आयोग यो निर्वाचन पद्धतिको अधिष्ठाता हो। उसले भन्न सक्थ्यो तपाईँले निर्वाचनको घोषणा गर्नुभयो हाउस विदा गर्नुहोस्, यो हाउस रहन्जेलसम्म निर्वाचनको पद्धति प्रभावित हुन्छ, निष्पक्ष निर्वाचन हाम्रो कर्तव्य हो, तर निर्वाचन आयोगले अब भनेन। अलि के हो भने निर्वाचन आयोग सोझो भयो र त्यो सोझो भएको कारणले गर्दा अनि पद्धतिलाई मनपरी गर्ने अवसर नेपाल सरकारले गठबन्धनले पाए।
0: हजुर, यस्तो अवस्थामा निर्वाचन आयोगले जुन उसलाई काम गर्ने अथवा उसले भन्न सक्ने अधिकार थियो तर पनि ऊ चुप लागेर मौन लागेर बस्यो होइन, यस्तो अवस्थामा अब अदालतले के गर्ला त त्यसो भए?
1: यस्तो छ, नेपालको संविधान अन्तर्गत कुनै पनि अदालतले आफू खुसी काम गर्दैन। अदालत भनेको कार्यकारिणी निकाय होइन, अदालत व्यवस्थापिका पनि होइन, र अदालतले जनसरोकारको विषय भनेर कुनै सांसदले खुद्द चाहिँ हाउसमा तपाईँको शून्य समयको अवसर लिए जस्तो त्यो चाहिँ अदालतमा हुँदैन। अदालतमा कसैले मुद्दा हाल्नुपर्छ, यो अवैधानिकतालाई चुनौती दिनुपर्छ, या कानूनको पालना भएन भन्ने बारेमा चाहिँ तथ्य र चाहिँ कानूनसहित उपस्थित हुनुपर्छ, अनि निवेदनको क्रममा या नालेजको क्रममा अदालतले हस्तक्षेप गर्दछ। त्यसपछि जब अदालतले हस्तक्षेप गर्दछ अरूले चुप लगाएर बस्नुपर्छ, त त्यो पद्धति भएको हुनाले जबसम्म यस विषयमा निवेदन चाहिँ प्रक्रियामा आउँदैन तबसम्म चाहिँ अदालतले केही भन्न सक्ने अवस्था भएन। तर अदालतले यदि यस्तो खण्ड आयो भने अनि त्यस्तो मुद्दा मामिला वा निवेदनको हकमा आफ्नो कुरा राख्न सक्दछ र संविधान बमोजिम कानून बमोजिम आदेश दिन सक्दछ सबै पक्षलाई।
0: हजुर, अब निर्वाचनको कार्यक्रम पनि शुरू भइसकेको छ, राजनीतिक दलहरूले बन्द सूची समानुपातिक तर्फको बन्द सूची पनि बुझाइसकेका छन्। यस्तो अवस्थामा संसद पनि जारी रह्यो भने अब हुने मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्वाचनमा चाहिँ यसले के असर गर्छ त्यतातिर पनि?
1: अब यस्तो छ, एउटा कुरा त के हो भने एक अर्काको सुविधा र गठबन्धनको नीतिका कारणले गर्दा संवैधानिक कानूनको एउटा पद्धति कम्प्रोमाइज भयो, पद्धति बनाउनलाई 100 वर्ष लागेको छ, त्यो हामीले गोजीबाट झिकेर फुत्त बनाएको त्यो त पद्धति होइन नि त। संसदीय पद्धतिमा शक्ति र शक्तिको सन्तुलन यो अभ्यासद्वारा चाहिँ स्थापित भएको चाहिँ धेरै वर्ष भइसक्यो, जुगौँ भइसक्यो, अनि त्यही अभ्यासहरूलाई संविधानमा उल्लेख गरिएको हो। अब सबै कुरा संविधानमा उल्लेख भएका छैन, तर के मान्नु पर्दछ भने यो संविधान चाहिँ आउटलाइन हो, होइन, रूपरेखा हो, संरचना हो, तर यसका सिद्धान्तहरू छरिएका छन्, अभ्यासमा छन्, कानूनका किताबहरूमा छन्, संविधानका शास्त्रहरूमा छन्। हाम्रोमा चाहिँ के भयो भने ती कुराहरूलाई पन्छाइयो, अनि अब पन्छाइयो र संविधान भनेको तमसुक होइन नि त। तमसुकमा चाहिँ के हुन्छ भने तपाईँको दुई पक्ष मिल्नुहुन्छ, लेनदेन गर्नुहुन्छ, अनि त्यसका प्रक्रियाहरू जे लेख्नुहुन्छ अदालतले त्यसैलाई परेको बेला भराइदिन्छ। संविधान भनेको त्यस्तो होइन, संविधानमा त्यो दुई पक्षको कुरा होइन, यो देशको सम्पूर्ण राजनैतिक पद्धतिलाई चाहिँ स्थापना गरिएको छ र त्यसका चाहिँ भ्याल्यु सिस्टम चाहिँ कानूनका किताबहरूमा हुन्छन्, सिद्धान्तहरूमा हुन्छन् र संविधानका शास्त्रहरूमा हुन्छन्। अब त्यो चाहिँ हाम्रो एउटा ठुलो पद्धति कम्प्रोमाइज भयो हाम्रो देशमा। अब अहिले आजका मितिमा नेपालको प्रधानमन्त्रीले चाहिँ बजेटलाई चाहिँ हामी पुनर्विचार गर्छौँ भनेर प्रतिनिधि सभामा अब प्रस्ताव लैजान गाह्रो छ। केले छेक्छ? किनभने अब अधिवेशनको अन्त गरेको हो, अब उसको अब निर्वाचन आयोगले 2-4 चाहिँ कमेन्ट गर्ला, कमेन्ट गरे पनि त निर्वाचन आयोगले आर्मी र पुलिस हुल्न सक्दैन सिंहदरबारमा, उसले त एउटा मूल्य मान्यताको कुरा गर्ने हो। भनेपछि कम्प्रोमाइज हुने स्थिति पनि छ। अब प्रधानमन्त्री एउटा डेमोक्रेटिक पार्टीको नेतृत्व गर्नुहुन्छ, उहाँले त्यसो नगर्नु होला, तर सिद्धान्त त अब बाघले मान्छे नखानु त, बाघले तपाईँको जनावरहरू नखेद्नु त उसको इच्छाको कुरा हो, तर खेद्न त पाउँछ नि, जङ्गलको नियम त त्यही नै हो, त जङ्गलको मौलिक कानूनले त्यस्तो नियम चाहिँ छैन जसमा चाहिँ बाघले चाहिँ व्रत बस्ने भन्ने होला। त जब तपाईँले प्रधानमन्त्रीको अधिकार स्वीकार गर्नुहुन्छ, उहाँ अब कार्यवाहक प्रधानमन्त्री होइन, उहाँ फुल फ्लेज्ड प्रधानमन्त्री हो, जुन दिन अर्को प्रधानमन्त्री आउँछन् त्यो दिन विदा हुनुहुन्छ भन्ने हो भने त अब अहिलेका काम कारवाहीहरूमा उहाँले संकीर्णता राख्नु आवश्यकता छ। उहाँले मजाले चाहिँ काम त्यही रूपमा गर्न सक्नुहुने भयो जुन रूपमा उहाँले हिजो चाहिँ गर्नुहुन्थ्यो। त्यस हुनाले हाम्रो पद्धति प्रभावित भएको छ, तर अब उहाँले कुन रूपमा त्यो मूल्य मान्यतालाई प्रभावित गर्दै हुनुहुन्छ काम गराइबाट भन्ने कुरा अर्को प्रश्न हो, अब त्यो चाहिँ समयले देखाउँदछ।
0: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा तपाईँ हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाल चौतारीमा आज तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013456 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। नेपाल चौतारीमा आज हामी संविधानविद डाक्टर